0: अधिकारीसँग अहिलेको संवाद, अहिलेको संसद र यो निर्वाचनको विषयमा कुराकानी गरिरहेका छौं। तपाईँ पनि डाक्टरसँग आफ्ना प्रश्न र जिज्ञासा छन् भने राख्न सक्नुहुन्छ। यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा कोही आउनु भएको छ, श्रोता हामी उहाँसँग कुराकानी गर्छौं। पुष्कर थापा दैलेखबाट आउनु भएको छ। पुष्करजी नमस्कार।
1: नमस्कार, आजको अतिथिलाई नमस्कार छ। मेरो प्रश्न के छ भने, अस्ति शनिबारदेखि संसद अधिवेशन सकियो। संसद यस्तो अवस्थामा प्रतिनिधि सभाबाट विभिन्न कानूनहरू निर्माण गर्न पाइन्छ या पाइँदैन? पाइँदैन भने यस निर्वाचनलाई टार्गेट गरेर विभिन्न बजेटहरू प्रस्तुत र कानूनहरू निर्माण भएपछि त्यस्ता व्यक्तिहरूलाई के हुन्छ? मेरो यही प्रश्न हो।
0: हजुर, त्यसै गरेर अर्को दैलेखबाट नै आउनु भएको छ सुदन सुनार, उहाँको पनि हामी प्रश्न अथवा जिज्ञासा लिइहालौं। हजुर नमस्कार सुदनजी।
2: नमस्कार अतिथिलाई, नमस्कार रेडियो सुनेर बस्नुभएका सबै श्रोता मित्रहरूलाई पनि नमस्ते।
0: हजुर, यहाँको प्रश्न।
3: नमस्ते,
2: म चाहिँ दलित परिवारको, अब दलित परिवार दलित भएको कारण गरिबी बढ्न पनि परे, शरीरमा कमजोर पनि परे, अनि त्यसैले डिप्लोमा तह प्राविधिक पढ्नको लागि छात्रवृत्ति त्यो राजनीतिबाट कानुन जस्तै संविधानमा कति के उल्लेखित गरिएको छ अनि कर्णाली प्रदेशमा नि के कस्तो छ, त्यसैले त्यो अतिथिसँग प्रश्न गर्छु। हुन्छ, धन्यवाद।
0: यहाँको प्रश्न अन्त्यतिर अर्कै विषय भएकोले हामी अर्को साताको कार्यक्रममा सम्बन्धित अतिथिसँग राख्नेछौ। डाक्टर साहब, पुष्कर थापाले भन्नुभएको थियो यो अधिवेशन अन्त्य भएपछि अब यो कानूनहरूको बारेमा चाहिँ यो के कार्यक्रम गर्न पाउँछ अब संसदले भनेर राख्नुभएको थियो, उहाँको प्रश्नको जवाफ लिइहालौं।
3: अघि हामीले अलिकति चर्चा गरिसकेका छौँ कि प्रतिनिधि सभाले अधिवेशनको अन्त्य भइसकेको छ, त्यस हुनाले अहिले नियमित काम कारवाही यसले गर्न सक्दैन। तर यदि अधिवेशनलाई चाहिँ पुनः आह्वान गरियो नयाँ अधिवेशन भने, अब निश्चित रूपमा उसले काम गर्न खोज्नेछ अनि उसको अधिवेशन बोलाइसकेपछि संसदको विशेषाधिकार हुन्छ, उसले त्यो प्रयोग गर्न सक्दछ। त नबोलाउँदासम्म पनि अब केही न केही प्रभाव त हुन्छ नि। अब निर्वाचनमा जाने मान्छे जो चाहिँ अहिले पदीय हैसियतमा छन् उनीहरूले चाहिँ माननीय भएरै जान्छन्, अनि जुन प्रतिस्पर्धा गर्ने अर्को पक्ष, अर्को दल, अर्को समूहका मान्छेहरू छन्, उनीहरू सडकमा उभिएका मान्छेको अगाडि उनीहरूले चाहिँ आफ्नो हैसियतको प्रयोग गर्दछ। त कतिपय मान्छेहरू संसदको एउटा जुन क्षमता छ त्यसलाई प्रयोग गरेर जाने भए, हामीले अहिलेसम्म नियम पढेका के अरे कुनै न्युज पढेका छैनौँ। अब पिएसओहरू विदा भएका छन्, अब चाहिँ के हो भने गाडीहरू पनि सरकारको चाहिँ फर्किएको छ, र त्यस्तै जुन एउटा औपचारिक हैसियत दिएको छ एउटा सांसदको नाताले प्रतिनिधि सभाका सदस्यहरूलाई, तिनीहरू फिर्ता गरिएको छ भन्ने त छैन। भनेपछि ती सुविधाहरूको प्रयोग गरेरै उनीहरूले भोट माग्न सक्नेछन्, अब त्यो कम्प्रोमाइज भएको हो, त्यस्तो गर्नु हुँदैन। अब शिक्षित जनता भएको भए जनस्तरमै त्यसको परिणाम बुझिन्थ्यो, तर हाम्रो चाहिँ के छ भने जनतामा चाहिँ एउटा मतदाता शिक्षा बलियोसँग स्थापित नभएको कारणले गर्दा अनि कतिपयले निर्वाचनलाई प्रभावित गर्न सक्दछन् पद ओहदा र अहिलेको जुन हैसियत छ त्यसका कारणले, त्यो चाहिँ राम्रो कुरा भयो।
0: हजुर डाक्टर साहब, अर्को सहभागी आउनु भएको छ चितवनबाट, तिलक अधिकारी, हामी उहाँको प्रश्न अथवा जिज्ञासा सुन्छौ। हजुर तिलकजी। हेलो,
4: हजुर नमस्कार।
0: नमस्कार, यहाँको प्रश्न।
3: नमस्ते,
4: प्रश्न अब यहाँ अधिकारी सरलाई मेरो के प्रश्न छ भने, अब संविधानमा उसले लेखिएका कुराहरू हुबहु ती चुनावमा जति पनि अब उम्मेदवार भएर लड्न खोजेका छन् हार्दिकको आफ्नो ठाउँमा त्यो सवालै छ, त्यो संविधानमा भएका उल्लेखित कुराहरूलाई, त्यो नियम पालना, त्यो संविधानमा भएका कुराहरू जति पनि छन् तिनलाई पालना नगर्दाखेरि त्यसको कारवाही कसले गर्ने, र त्यो संविधानका कारवाही गर्ने अनि खालि त्यो संविधानमा उल्लेख भएका व्यक्तिहरूले लेखिएका कुराहरू जति पनि छन् त्यो अब त्यसको सबै उल्टो विपरीत काम गरिरहेको छ, अब त्यो निकाय त्यसले त्यसलाई कसले कसरी कारवाही गर्ने, कारवाही नै भएको सुनिँदैन खालि। उस्तो मात्रै भन्ने कुरा सुनिन्छ, तर कारवाही फलाना फलाना गरियो भनेर हामीले कहिले मिडियाहरूबाट सुनिएको छैन के।
0: हुन्छ धन्यवाद, हुन्छ धन्यवाद तिलकजीको। हामी प्रश्नको जवाफ एकछिनमै दिनेछौ। अहिले बागलुङबाट अनमोल खत्री हुनुहुन्छ। अनमोलजी
5: हजुर नमस्कार।
0: नमस्कार, यहाँको प्रश्न।
5: हाम्रो अतिथिज्यूलाई पनि नमस्कार।
3: नमस्ते।
5: मेरो यो प्रश्न के छ भन्दाखेरि, जुन अहिले जुन देखिएको छ, जुन समस्या यो कार्यपालिका र न्यायपालिका बिचको जुन टकराव देखिएको छ, यस यो विषयमा अब विशेष गरी यो निलम्बनको विषय छ, यो प्रधान न्यायाधीश चोलिन सन्ते जबराको विरुद्धमा जुन यो पाँच दलको गठबन्धनले जुन यो कदम चालेर यो जुन प्रधान न्यायाधीश विरुद्ध अब यो टुङ्गोमा पुगेको छैन, यो अब कस्तो हुन्छ, संविधान अनुसार के छ, तपाईँले के भन्नुहुन्छ? र अर्को मेरो प्रश्न के छ भन्दाखेरि, यो जुन यो लोकतन्त्रको एउटा सुन्दर पक्ष पनि चुनाव नै हो, तर यो जुन गठबन्धन गरेर जानमा कति औचित्य छ, र यो जुन विचार सिद्धान्त यिन यो त लोकतन्त्रमा त आफ्नो विचार सिद्धान्तले जुन गठबन्धन गरेर आफ्नो जुन गठबन्धन नगरिकन चुनावमा एक्लै एक्लै जानुपर्ने हो, र सत्ता प्रयोगका लागि जुन गठबन्धन गरिन्छ यसलाई तपाईँले कसरी लिनुहुन्छ?
0: हुन्छ धन्यवाद डाक्टर साहब। हामी तिलक अधिकारीको प्रश्नको जवाफ लिइहालौँ। उहाँले भन्नुभएको छ अब जहिले पनि अब काम चाहिँ हुन्छ होइन, त्यसको कारवाही गर्ने निकाय कुन हो, किन कारवाही हुँदैन भन्नुभएको छ। खासमा कारवाही गर्ने निकाय चाहिँ कुन हो त?
3: अब संविधान अनुसार अब यदि कुनै पनि कुरामा गैर कानूनी या असंवैधानिक काम कारवाही भएका छन् भने जो सुकैले पनि निवेदन लिएर अदालत जान सक्दछ। अदालतमा त्यो गैर कानूनी काम कारवाहीलाई एउटा चाहिँ पब्लिक इन्ट्रेस्ट लिटिगेसनका रूपमा, अर्थात् एउटा सार्वजनिक अधिकारको संरक्षणका लागि गरिने एउटा कानूनी कारवाहीमा उसले चाहिँ संलग्नता देखाउन सक्दछ। उसले त्यो निवेदन दर्ता गर्न सक्दछ र चाहिँ त्यसलाई बदर गराउन या भइरहेका काम कारवाहीलाई तत्कालै रोक्न चाहिँ सक्दछ। एउटा दोस्रो त नागरिक समाज हो, नागरिक समाजले यस्ता कुराहरूमा चाहिँ आफ्नो स्वतन्त्र दृष्टिकोण राख्नु पर्यो। हामी कहाँ राजनैतिक दलहरूसँग हरेक मान्छेले चाहिँ साइनो लगाउने गरिन्छ, दाजुभाइ दिदी बहिनी भए जस्तो एउटै आमाले जन्म आएको जसरी साइनो जन्मबाट आउँछ आमाको पेटबाट, हो त्यसै गरी म त फलानो पार्टीको म त चिलानो पार्टीको भनेर त्यसरी नसोचिकन हाम्रा लागि चाहिँ विकल्पहरू छन् सयौं, र यी सबै विकल्पहरू मध्ये उचित विकल्प हामीले सोच्नु पर्दछ, र कानुनी रूपमा र गैर कानुनी रूपमा काम कारवाही भएका छन् भने त्यसको मूल्याङ्कन गर्नुपर्छ, आफ्नो दृष्टिकोण राख्नुपर्छ र आफ्नो भोटलाई पनि प्रभावित गर्नुपर्छ भन्ने कुरा त्यो हुनु पर्यो। त्यस्तै विभिन्न संघ संस्थाहरू हुन्छन्, उनीहरूले प्रेसर क्रिएट गर्नु पर्यो, त्यो प्रेसरले गर्दा अनि सरकारलाई पनि बाध्यता हुन्छ, गठबन्धनले पनि सोच्दछ ओहो अब हामीले धान्न सक्दैनौँ त्यसो भए अब चाहिँ भने अनुसार गरिदिउँ भनेर उनीहरू गर्न लाग्दछ। हाम्रोमा चाहिँ अब यही नाता कायम र नारायणदेहीको सम्बन्धले गर्दा अनि मान्छे स्वतन्त्र बन्न सक्दैन, त नागरिकको स्वतन्त्रता स्वतन्त्र बन्नका लागि हो। अब त्यो नबन्दाखेरि अनि हाम्रो व्यवस्थाले पनि कहीँ न कहीँ चाहिँ त्यसको कारणले गर्दा चाहिँ सहर गर्दछ। त अब तपाईँले भन्नुभयो त्यसैको अर्को प्रश्नमा कि गठबन्धनको कुरो, त वास्तवमा निर्वाचन गर्दाखेरि गठबन्धन लिएर सरकार पक्ष चाहिँ जाँदैन, जानु हुँदैन। हामी यत्रो चाहिँ कानुनमा यत्रो सुविधा दिएको छ संगठनका लागि, त्यसलाई दर्ता गर्ने, त्यसलाई प्रजातान्त्रिकरण गर्ने, त्यसको लागि प्रतिनिधिमूलक बनाउने, त्यसको बजेटदेखि लिएर आन्तरिक पारदर्शिताका कुराहरूदेखि लिएर कानुनले यी सबै पूर्वाधार किन दिएको छ राजनैतिक दललाई भने आफ्नो अनुहार देखाएर भोट माग, आफ्नो कार्यक्रम र नीति तथा जुन एउटा भविष्यमा का प्रति जुन प्रतिज्ञाहरू छन् त्यसलाई राख, हिजोको चाहिँ चरित्र देखाऊ अनि भोट माग। अब भोट लिएर जाँदा सरकार बन्न सकेन भने गठबन्धन गर्दा राम्रो कुरा हो, किनभने जे जस्तो म्यान्डेट जनताले दिएका छन् त्यो म्यान्डेट अनुसार सरकार बन्नु पर्यो, पाँच वर्ष चाहिँ चल्नु पर्यो। अब तर त्यस्तो हुन सकेन, तर अब त्यसको चाहिँ सुरुमै यदि हामी गठबन्धन गर्यौँ भने अनि मतदातालाई सकस हुन्छ। अब तपाईँ विचार गर्नुहोस् कि एउटा मतदाता छ, एकदम स्वतन्त्र छ, उसले काङ्ग्रेसलाई भोट दिने कि माओवादीलाई कत्रो ठुलो अन्तर छ, किनभने त्यो सैद्धान्तिक रूपमा दुइटैको धरातल फरक छ, दुइटै अलग अलग पार्टीहरू हुन्, बन्ने तरिका पनि फरक छ, उनीहरूले गरेको काम कारवाही पनि फरक छ, उनीहरूले बोकेको इतिहास पनि फरक छ र भविष्यका लागि भिजन पनि फरक छ। त अब एउटा भोटरलाई त अल्मलिने कुरा भयो, त एउटा त हामीसँग विकल्पहरू धेरै भए अनि दोस्रो चाहिँ के भनेदेखि झाम झुम्मा पारेर विभिन्न विकल्पहरूलाई लड्डु बनाएर बेच्न राखियो। अब त्यो त लड्डु बनाएर बेच्न राख्दा के हुन्छ भने त्यो भित्रको कुरो थाहा हुने भयो अनि मतदाताको मत प्रभावित हुने भयो। अब हामी अलिकति जान्ने बुझ्ने राजनीतिलाई त अलिकति एउटा दृष्टिकोण कायम गर्ला, नभए सामान्यतया मान्छेले त्यो बुझ्न सक्दैन। त्यही अनि त्यस हुनाले कम्तीमा पनि निर्वाचनमा जाँदा र त्यसमा पनि ठुला पार्टीहरूले माओवादी जस्तो पार्टी, नेपाली कङ्ग्रेस जस्तो पार्टी, या अहिले छुटिएको समाज के अरे भइरहेको समाजवादी या चाहिँ के अरे जुन राष्ट्रिय धारका पार्टीहरू छन् हो, उनीहरूले चाहिँ अलि ठुलो दिलले आफ्नो झन्डा देखाएर आफ्नो अनुहार देखाएर भोट लड्दा जनताका लागि राम्रो हुन्छ। म एउटा प्रजातान्त्रिक एउटा दृष्टिकोण भन्दैछु। अब हाम्रोमा चाहिँ गठबन्धन जाँदैछ, अब प्रतिपक्षले सामान्यतया गठबन्धन गर्दछ यदि सरकार चेन्ज भएन भने, अब सरकारले नै गठबन्धन गर्यो भने त्यो चाहिँ जनताका विकल्पहरू साँगुरिन्छन् कि भनेर सोच्नुपर्ने अवस्था हुन्छ। त राम्रो कुरोलाई चाहिँ हामीले संविधानमा लेखेको छैन भनेर छाड्नु हुँदैन। त्यो चाहिँ के हो भनेदेखि कसरी सोच्नु पर्यो भने यो एउटा चलेको चलन के हो भने निर्वाचनमा आफ्नो अनुहार देखाएर जाने, आफ्नो पार्टी, आफ्नो विधान, आफ्नो म्यानिफेस्टो, आफ्नो नीति तथा कार्यक्रम र चरित्रवान मान्छेहरू लिएर जाने हो। पछि जितेर आएपछि अनि लेखाजोखा गर्दाखेरि अब सब चाहिँ भागिता देखाउनु पर्यो, गठबन्धन गर्नु पर्यो भने अनि आफ्नो हिसाब मिलान गरेर एउटा साझा दृष्टिकोण कायम गरेर सहभागीहरू बीच एउटा गठबन्धन गरेर अनि सरकार निर्माण गर्न सकिन्छ। पहिले नै गठबन्धन गर्दा त अब त्यसो भए पोलिटिकल पार्टीलाई यत्रो स्वतन्त्रता किन दिने? हाम्रो देशमा तपाईँ कुनै पनि वार्डमा हुलाक नहोला, पार्टीको कार्यालय छ, पार्टीहरू यति संगठित संस्थाहरूले मूल्य मान्यताको कुरामा असङ्गठित देखिनु हुँदैन।
0: हजुर डाक्टर साहब, अर्को प्रश्न थियो, अहिलेको यो अवस्थामा निलम्बित प्रधान न्यायाधीश सुरेन्द्र शमशेर जबराको मुद्दा चाहिँ अब के हुन्छ भनेर भन्नुभएको थियो हाम्रो अनमोल खत्रीजीले, के हुन्छ?
3: त्यो अब यस्तो छ, फेरि सिद्धान्तकै कुरा आयो। अब अधिवेशन अन्त भयो अनि त्यो मैले भनिसके भङ्ग हुनु पर्दथ्यो, तर मानव अन्त नै गरिएको छ। अब यो ड्यामेज कन्ट्रोलकै कुरा गर्ने हो भने पनि अब अधिवेशन फेरि बोलाउन मिल्दैन, अब किनभने निर्वाचनको आचार संहिताले सबैलाई गाँट्दछ। निर्वाचन आयोगले पनि प्रश्न गरिसकेको छ कि बन्द सूची फाइल गरिसकेपछि अब यी राजनैतिक किसिमका कुनै पनि काम कारवाही गर्न पाइँदैन, प्रतिनिधि सभा पनि चाहिँ रहनु हुँदैन। भनेपछि अब यो महाभियोगको सन्दर्भमा काम गर्न सक्ने न त परिस्थिति छ, न वातावरण छ, न त प्रतिनिधि सभाको क्षमता छ। यस विषयलाई लिएर अधिवेशन बोलाउने भन्ने पनि हुँदैन, र अधिवेशन बोलेपछि अनि केवल नेपालमा अधिवेशन कि त बोलाइँदैन, बोलायो भने सबै विषयवस्तुहरूमा अविश्वासको प्रस्तावका लागि चाहिँ बोलाइने अवस्थामा बाहेक अरू सबै खुला हुन्छ। त्यस हुनाले हामीले चाहिँ अब उहाँका सन्दर्भमा यो प्रतिनिधि सभा भङ्ग भए सरह छ। तर अब हाम्रो दृष्टिकोण चाहिँ के राख्यो भने जाँचबुझ समितिले महाभियोगको उसले के भनेर रिपोर्ट दियो भने हाम्रो जाँचबुझको रिपोर्ट यो हो, बाँकी कुरो चाहिँ अब नयाँ प्रतिनिधि सभाले गर्दछ। अब प्रतिनिधि सभा अहिलेको प्रतिनिधि सभाका जुन प्रस्ताव अध्यक्षहरू छन् महाभियोगको, अहिलेको जुन जाँचबुज समिति थियो, अहिलेको जुन चाहिँ तपाईँको प्रतिनिधि सभाका सदस्यहरू थिए, उनीहरूको हैसियत थियो, सरकार थियो, यी सबै कुराहरू अब चाहिँ अन्त भयो। यो अब यदि नयाँ प्रतिनिधि सभा आयो भने पनि त्यो यही हुँदैन, उसले काँचुली फेरिसकेको हुन्छ, उसको हैसियत समान हो, तर उसको राजनैतिक जुन एउटा संगठनका रूपमा जुन देखिन्थ्यो त्यो फरक भइसक्छ। भनेपछि उसलेको आज टुङ्गो नलागेको कुरो नयाँले लिन सक्दैन, सिद्धान्त त्यही नै हो। अब बलमी चाहिँ गरेर त जे पनि व्याख्या गर्न सकियो। मेरो भन्नुको तात्पर्य यो प्रधान न्यायाधीश जसमाथि यति संवेदनशील चार्जहरू छन् उहाँ चाहिँ सुकिलो हुनुहुन्छ भन्ने होइन, उहाँ सुकिलो हुनुहुन्न, तर अब प्रतिनिधि सभाकै आफ्नो एउटा काम कारवाही र चाहिँ यो यो जुन स्लो चाहिँ एक्सनका कारणले गर्दा यो महाभियोगको जुन प्रस्ताव छ त्यो दुर्घटनामा परेको चाहिँ सत्य हो।
0: हजुर डाक्टर साहब फेरि सहभागी हुनुहुन्छ, अब उहाँको छोटोमा यहाँले जवाफ दिइदिनु होला। दैलेखबाट युवराज अधिकारी हुनुहुन्छ, युवराजजी हेलो, युवराजजी उहाँसँग कुराकानी हुन सकिएन। हाम्रो टेलिफोन सम्पर्कमा देवराज भण्डारी उदयपुरबाट हुनुहुन्छ। हेलो नमस्कार।
6: नमस्कार सर, नमस्कार
0: हजुर, यहाँको प्रश्न के छ हाम्रो अतिथिलाई?
6: मेरो प्रश्न अतिथिजीलाई पनि नमस्कार। मेरो प्रश्न के छ भने जुन अहिलेको यो राजनीतिक संयन्त्र र नेपालको एउटा संविधान जुन जनताले कल्पना गरेर आएको आउनुपर्ने हो त्यो खालको संविधान नआएर जनताले दुःख पाएको हो कि यो बुझ्न खोजेको। अनि एउटा कुरो के छ भन्नुहुन्छ भने अब हिजो बालन शाहले चाहिँ जुन एउटा काम गर्न डाक्टर बाबुराम भट्टराईले थालेको अभियानलाई उनले पुरा गर्दैछन्। यो अवस्थामा टुकुटा नदीलाई चाहिँ जुन त्यहाँ माथि भवन बनाइयो त्यसलाई चाहिँ खोल्ने क्रममा चाहिँ त्यो भेटियो। अब त्यसलाई चाहिँ अहिले पाटन हस्पिटल चाहिँ अदालतले चाहिँ त्यसलाई रोक्न आदेश दिएको छ। यो के साह्रै उचित हो त? यस्तै संयन्त्र बन्दै गयो भने साँच्चै काम गर्ने मान्छेलाई हतोत्साही गर्ने हो कि निरुत्साही गरेर अगाडि बढाउने हो कि प्रोत्साहन गर्नुपर्ने हो? यो राजनीतिक संरचना अनुसार नै न्यायालय कार्यालय सबैलाई चाहिँ त्यसमा बाँधेको हुन्छ कि यो के हो? देशको अवस्था कस्तो हो? जनताले कहिले न्याय पाउने भन्नु खोजेको मात्रै
0: हुन्छ। तपाईँलाई धन्यवाद। त्यसै गरी अर्को हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा उदयपुरबाट सुदीप परियार। सुदीपजी नमस्कार।
7: हजुर नमस्कार। हजुर
0: यहाँको प्रश्न अथवा जिज्ञासा के छ हाम्रो अतिथिलाई?
7: यो चाहिँ संविधानमा चाहिँ अपाङ्गता भएको व्यक्तिहरूले सिनेमा लगाउन पाउने कि नपाउने के छ? संविधानको व्यवस्था अनुसारमा चाहिँ कसरी गरेको छ व्यवस्था? र यो संविधानको निर्वाचनमा चाहिँ लड्न प्रत्यक्ष रूपमा लड्न पाइन्छ पाइँदैन? र उम्मेदवारमा चाहिँ टिकट लिन पाइने कि नपाइने के छ? यो संविधानको अनुसार चाहिँ एकचोटि जवाब दिए हुन्थ्यो भन्ने।
0: हुन्छ धन्यवाद। हजुर उहाँको प्रश्नको हामी जवाफ लिइहालौँ डाक्टर साहब।
3: पहिलो प्रश्नको चाहिँ के हो भने कि निर्वाचनको सम्बन्धमा तपाईँ जुन एउटा संविधानका व्यवस्थाहरू छन् त्यो मलाई राम्रो
0: लाग्छ।
3: मैले त्यसमा हेलो
0: हजुर छोटोमा दिइदिनु होला अब चाहिँ
3: हस् त्यो मलाई राम्रो लाग्दछ। त्यो के भने त्यसमा समस्या छैन। निर्वाचनको हाम्रो चाहिँ व्यवस्थापनमा गर्नुपर्ने सुधारका कुराहरू धेरै छन् तर व्यवस्था चाहिँ राम्रो छ। त्यस हुनाले अब संविधानै नराम्रो भन्नुपर्ने अवस्था मैले देख्दिनँ। अब जुन चाहिँ अहिलेको प्रचलनमा जुन हामी निर्वाचित प्रतिनिधिहरू भएर जो पनि जान सक्दछ समस्या छैन, अहिलेका सांसदहरू पनि जान सक्दछन्, नयाँ मान्छेहरू पनि जान सक्दछन्, उम्मेदवारका लागि सबै कुरा कानुन बमोजिम यदि चाहिँ योग्यता पुग्दछ उमेर पुग्दछ भने अनि उसले चाहिँ उम्मेदवारी दिन सक्दछन्। खालि कुरा के आयो भने कि प्रत्यक्षतर्फ उम्मेदवारी दिनेले समानुपातिक या बन्द सूचीमा चाहिँ उसको नाउँ हुनुहुँदैन, बन्द सूचीमा उम्मेदवारी दिनेले यतातर्फ चाहिँ लड्न सक्दैन। त्यो कुरो चाहिँ दुइटै एक अर्कासँग एक्सक्लुसिभ मानिन्छ अनि दुवैतिर लड्न पाइँदैन। त चुनावले जुन निर्वाचित प्रतिनिधिहरू आउँछन् उनीहरूको अधिकार पनि चाहिँ ग्यारेन्टी गर्दछ। त आज तपाईँले पालेन शाहको कुरा गर्नुभयो, उहाँले चाहिँ अहिले अदालतले जे चाहिँ आदेश गरेको त्यो 5 दिनका लागि हो। त उपस्थित भए 5 दिन चाहिँ केही नगर्नु भनेको हो। अब आफ्नो दाबी लिएर महानगरपालिका पनि जान्छ अनि निवेदक पनि त्यहाँ पहिलेदेखि उपस्थित छ, उनीहरूले कानुनी आधारहरू उल्लेख गर्दछन् अनि अदालतले सही के हो गलत के हो निर्णय दिन्छ। त्यसो हुनाले अदालती प्रक्रियाबाट डराउनु पर्दैन। हाम्रो समाज भनेको अधिकारमुखी समाज हो। यो संविधानले हरेकको अधिकार ग्यारेन्टी गरेको छ। प्रजातान्त्रिक प्रक्रियामा ढिलो ढालो हुन्छ तर मानव अधिकारलाई चाहिँ कसैको पनि चाहे साँगुरियो व्याख्या गर्नु हुँदैन। त मैले मलाई लाग्छ तिनैवटा प्रश्नको जवाब दिएको छु।
0: हजुर हुन्छ डाक्टर साहब, यहाँले आफ्नो समय दिएर संसद र अहिलेको निर्वाचनका विषयमा कानूनमा के छ संविधानमा के छ भन्ने कुराको प्रष्ट पारिदिनुभयो, यसको लागि समय र तपाईँलाई धेरै धेरै धन्यवाद।
3: धन्यवाद, थ्याङ्क यू सो मच।
0: हजुर नेपाल चौतारीमा आज हामीले अहिलेको संसद र निर्वाचनका विषयमा कुराकानी गर्यौं। नेपाल चौतारीको आजको छलफलमा सहभागी भएर अहिलेको संसद र निर्वाचनका विषयमा जानकारी गराइदिनु भएकोमा संविधानविद डाक्टर विपिन अधिकारीलाई धेरै धेरै धन्यवाद। साथै कार्यक्रम सुनेर साथ दिनुहुने र फेसबुकमा हेर्नुहुने तपाईंलाई पनि धन्यवाद अनि कार्यक्रममा आफ्ना जिज्ञासा वा विचार राख्नुहुने तपाईंलाई पनि धेरै धेरै धन्यवाद। हवस् त, नेपाल चौतारीको अर्को अंक अब आउँदो शुक्रबार निर्वाचनसँग सम्बन्धित अर्को महत्वपूर्ण विषयका साथ बिहान ठिक 8:15 पुनः आउने नै छौं। तबसम्मका लागि आजका अतिथि उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म इन्द्रशरा खड्का पनि विदा हुन्छु। तपाईको आजको दिन शुभ रहोस्। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 52 ल हेर आफै चकचक गर्छ अनि आफै अय्या भन्छ
2: खुट्टामै लाग्यो के
1: काटेको तरकारी के भनेदेखि सबै खसालेर भुइँभरि छर्दिस् तँलाई पिट्दिउँ
2: पिट्नु भयो भने म छतमा गएर सबैले सुन्ने गरी रोइदिन्छु नि फेरि
1: चुप लाग जाऊ त
2: मोबाइल दिनु न त आमा अनि जान्छु नि
1: किन चाहियो नि मोबाइल खुरुको गएर पढ्जा
2: होमवर्क त सकिसक्यो अब के पढ्नु
1: होमवर्क सके पनि किताब पल्टाएर पढ्न त हुन्छ नि
2: होमवर्क गर्दा गर्दै पढिसके त अब कति पढ्नु
1: होइन कति आएको के यसलाई उठे जवाफ फर्काउन
2: हजुरआमा हजुरआमा
1: के
2: आज मम्मीले किन खाना नबनाएको
1: तेरी मम्मी परसरी के त्यही भएर
2: परसरी भनेको के हो आमा
1: अरे परसरी भनेको के भनेदेखि नछुने भई भनेको
2: अब हामीले मम्मीलाई छुनु हुँदैन हो
1: अँ 5 दिन छुनु हुँदैन आज भोलि पर्सि र निपर्सिसम्म तेरी आमाले छोएको भाँडो यताको उता उताको यता नगरेस् देउता रिसाउँछन् नि फेरि
2: देउता किन रिसाउँछ
1: अरे रिसाउँछन् भनेपछि रिसाउँछन् नि
2: आमा देउता रिसायो भने के हुन्छ
1: चुप ला देउता रिसायो भने अनिष्ट हुन्छ
2: हजुर आमा अनिष्ट भने के हो
1: अरे ऊ तेरी आमा है उसैलाई सोध
3: आमा खाना पाक्यो नानी निदाइहाल्छ कि दुई गाँस भात खुवाएर सुताइहाल्नु पाए हुन्थ्यो
1: तेरो छोरोले काम गर्न दिएन पाक्छ घरी के चलाउँछ घरी काटेर ठिक्क पारेको तिउन घोप्टाइदिन्छ ढिक्कै बनाइसक्यो
3: बाबु हजुरआमाले त्यसरी नसताउ त
2: मैले केही गरेको छैन हजुरआमाले मलाई कस्तो गाली गर्नुहुन्छ
1: चुप लाग साइदु वा कुरा लाउँछस्
2: हजुर आफै हो कि साइदी वा
3: बाबु के भनेको हजुरआमालाई त्यस्तो
1: देखिस् होली नि तेरो छोरोको चाला के भनेदेखि यसको त थुतुनु सुतुनु च्याछु म कुन्दिन
2: च्याचा च्याचा
3: आमा ऊ त सुतीको कपडा दिनुहोस् न नानीको आँखाबाट आँसु चुहेको चुही छ सफा गरिदिनु पर्यो
1: कचेरै सफा गरेर त जस्तो सुकै कपडा भयो नि त भइगयो नि
3: डाक्टरले मनतातो पानीमा चोबेर सफा कपडाले मात्र आँखा सफा गर्नु भनेका थिए थोरै मनतातो पानी दिनुहोस् न
1: डाक्टरहरू त के भन्छन् भन्छन् नि तेरो छोरीको आँखामा समस्या हुन्छ बिग्रिन्छ भनेर डर देखाएका होइनन् केही भयो त फेरि के भनेदेखि आँखामा अलिअलि आँसु कचेरा त कसको बच्चाको आउन्न र त्यतिकै आतिन्छौ तिमीहरू
3: बाबु फेरि चक्चक गर्न थाल्यौ तिमी त्यो चुलो चिन नचलाउ त हात काट्छ फेरि
2: हेरेको मात्रै कि
1: अनि पानी मन तातो भए हुन्छ
3: हुन्छ अलिअलि तातो भए मात्र पुग्छ
1: ल पख
2: म दिन्छु नि त
1: पर्दैन पर्दैन छुवाउलास् फेरि
2: म छुवाउँदिन नि
1: त्यो जान्ने हुनुपर्ने भने यसलाई के भनेदेखि ला अलगै दिए नि पानी
2: हस् आमा
3: बाबु पानी अलि माथिबाट खनाऊ है
2: हुन्छ
4: ला चुयो
3: ठुक्काइहाल्यो नि खै छोड आमको यतै
1: भन्दै थिए नि दिक्क नबनाऊ त मलाई
5: टक्क लाएर कसले किन दिक्क बनायो फेरि मेरो आमालाई खै पानी खाम त
1: त्यो रमाले छोको अम्खरा हो
5: के हुन्छ त
1: अरे छोइ छिटो हुन्छ के परसरीकी मान्छे आफै तर्किनु पर्छ भन्दा कहिले टेर्ने होइन आफूलाई सन्चो हुँदैन
5: आमालाई सहन भनेपछि अलग्गको बस्दा पनि हुन्थ्यो नि त तिमी पनि
3: म त तर्केकै हो नि सन्देश लामखोटा ठोक्काइहाल्यो तातोले पोलेर हो कि
1: दुधको साँच्चै बिरालो छोराको गल्ती त के देख्थिस् नि
5: ओ सन्देश त किन यस्तो चकचक भएको बुकसुक पढ्नु ओर्नु छैन कि त मोबाइल चलाछ कि त चकचक चकचक गराएछ
3: मोबाइल भेटेपछि बाउ त त्यसैमा व्यस्त हुन्छ त्यसले पनि त्यही देखेर सिकेको होला नि
1: खुब त्यसैको धुर उठान त अहिले फुलफुले त्यसका गल्ती सबै ढाकछोप गर के भनेदेखि पछि चाल पाउँछेस
5: होइन यसलाई त म केयर चलाउने हो यसलाई त
1: के गरी त लाउने नि तोरीको फुल देख्ने गरी 2-4 लाप्पा लाउने ठाउँमा आउँछ
6: लौ मलाई देखेर तर्सिनु पर्छ त
7: तिमी यहाँ होला भने मैले सोचेकै थिएन नि त
6: हेर न थाहा नपाएको जस्तो गरे म यहाँ छु भन्ने थाहा नभएको भए तिमी आउँथ्यौ त
7: कसम थाहा छैन मलाई इन्दु बाउजूले बोलाउनु भएको भएर पो आएको म
6: होला खुब इन्दुदित त घरमा हुनुहुन्न
7: घरमा हुनुहुन्न रे बिहान धारामा भेट्दा त दिउँसो आउनु है भन्नुभएको थियो मलाई
6: ए
7: ओ हरिश त्यो कुनातिर फर्केर के गर्न लाग्यो तिमी
6: ह्याप्पी होली कुसुम।
7: मलाई अबिरको एलर्जी छ भने अब कस्तो चिलाउँछ
6: के हुन्न के
7: मलाई खेल्ने मन लाग्दैन।
6: त्यही भएर त म आएको तिमीलाई रङ डल्दिन।
7: ए त्यस्तो पो पख तिमीलाई
6: के गरेको हेर झोलाभरि रङ पर्यो।
7: के छ झोलामा?
6: शशी दिदीले रियानाको लागि सामानहरू पठाइदिनु भएको थियो।
7: खै रियानालाई के पठाइदिनु भएको दिदीले हेरौँ न।
6: खै मैले हेरेकै छैन, आमाले हालिदिनु भा।
7: आहा कस्तो राम्रो लुगा रहेछ यो गुडिया पनि कस्तो राम्रो है।
6: गुडिया मन पर्यो?
7: अँ कस्तो राम्रो रहेछ। भर्नु निकाल्यो रङ लाग्ला फेरि।
6: कुसुम
7: हजुर
6: तिम्रो लागि पनि मैले एउटा कुरा ल्याइदिएको छु नि।
7: मेरो लागि के कुरा
6: छ? एउटा गिफ्ट।
7: के गिफ्ट?
6: धोका लगाऊ न त अनि दिन्छु नि।
7: धोका लगाएर दिनु पनि के गिफ्ट हो र त्यस्तो?
6: पहिला लगाऊ न अनि देखाउँछु। केही हुन्न क्या तिमी नलाउने ल त।
7: कस्तो रहेछ झन् ढोका नलगाऊ भने होइन।
6: मैले तिमीलाई के गिफ्ट ल्याइदियो होला लगेस गर त।
7: खै मलाई के छ त
6: हेर त।
7: हरिस तिमी पनि साँच्चैको फोटो धुलाएर ल्याइदिएको यसमा त म कस्तो मोटो देखा रहेछु है। कहाँबाट पायो यो फोटो?
6: राम्रै त छ नि।
7: खुब कस्तो रहेछ क्या यो कस्तो फोटो पनि धुलाउने हो।
8: सके सुतेर बसेको होली इन्दु
7: ठुल्यामा।
6: कुसुम म जान्छु।
8: कान्छी इन्दुको मित भाइ होइन त्यो?
7: हो
8: तँ यहाँ के गरेर बसेकी?
7: इन्दु बोजूलाई कुरेर बसिरहेको थिएँ कि।
8: ए कोठाको ढोका सोका लाएर कुर्नु पर्ने चाहिँ के पारा हो त्यो?
7: होइन साँच्चै हो ठुली आमा
8: नचाहिने कुरा गर्छेस्। अन्त यो केटासँग कोठामा किन लठारेर बसेकी?
7: हामीले त्यस्तो केही गरेको छैन कि ठुली आमा, जे पाइ त नबोलौँ न।
8: ए केटासँग कोठामा थुनेर बस्ने अनि रङ दलादल पनि गर्ने अझ मैले जे पाए त्यही कुरा गरेँ भनेर भन्छस् तेरी म नकचरी। होइन तिमीहरू बिच के गलत नभएको भए मलाई देख्ने बित्तिकै त्यो हरिस किन भागेल भन् त कुसुम।
9: ए आयुष ओ आयुष बोलाइ आएछ नि छिटो।
10: के भयो के भयो भेट्दै?
9: हेर्दै मेरो आँखामा अबिर परेन।
10: ए लिनु त यो बोतल पानीले धुन त।
9: के पानी दिएको यस्तो? यो त रक्सी पो रहेछ।
10: ल ए रुक्नु रुक्नु तेरो तपाईँले दिनुभएको बोतल पो परेछ। यो लिनु त।
9: अरू छ पानी?
10: छैन यति हो किनेर ल्याऊ त।
9: भयो भयो अलि हल्का भयो मलाई पानी भनेर रक्सीले मुख धुन लगाएछ होइन चढ्या नै बनाएर छोड्ने भइस।
10: मलाई के थाहा त हेर्दै पानी जस्तै थियो।
9: रङ पनि कस्तो आँखै ताकेर हानेको न।
10: तपाईँलाई फेरि जता जता केटीहरू छन् उतै मुन्टो बटार्दै जानुपर्छ अनि
9: यसो हल्का रमाइलो त गर्नु पऱ्यो नि। अनि आयुष केटीहरू चाहिँ को रहेछ?
10: खै त्यो दिनेशलाई मामा भन्थे उसकै भान्जेहरू होला नि।
9: ए यस भान्जेहरू चाहिँ सही रहेछन् है दिनेश ब्रोको।
10: तर तपाईँ चाहिँ त्यो भान्जेहरूको नजिक नजानु होला है दाइ वास गर्ने रहेछ ज्यू।
9: बिहान खाएको बेलासम्म गनाउँछ
10: अनि अघि थपे होइन त फेरि आफूले खानै नखाएर टुच्चा टुच्चा लगाइरहनु भएको छ अनि
9: होली हो केही हुन्न छोड्दे।
10: ए के हो यस्तो? यता छतमा हेर्नु त विवेक दाई सोल्टेनाहरू त छतबाट पानी खानु थाले त
9: ढुगा खोलेर नन ठिक पर्थ्यो नि त।
10: है तेरि के भन्नुहुन्छ क्या दाई पनि
9: त मुलालाई टार्जन हुनु मैले सिकाइ राख्नु पर्ने हो र।
10: हे दाई
9: छतबाट लुकी लुकी पानी खनाइदिने के पारा हो सोल्टिनीहरूको?
11: ह्याप्पी होली सोल्टी ह्याप्पी होली।
9: त्यहाँबाट के पानी फाइलरा त यति आए भइगयो नि। ओ आयुष छतमै आए भइगयो भन्छन् त कि जाने हो?
10: हेतेरि कहाँ जाने भन्नुहुन्छ दाई? त्यसको बाउ देख्नुहुन्न त्यहाँ? ऊ बाउले गाली गरे जस्तो सोल्टिनीहरू त ताप पसे त
9: साला सुटोलाई फेरि यही बेला आउनु परेको।
10: एकछिन वेट गरौँ न फेरि आउँछ नि कि। मेरो त मोबाइलमा पानी पऱ्यो क्या हो
9: त्यहाँ छोड्दैन मोबाइल सबाइल।
10: मलाई हेर्नु न मलाई मेरो त पुरै टक्कैभरि ओहो कस्तो पानी हो गनाउँछ त
9: जस्तो भए पनि नयाँ आलिस क्यारे। अब चुप लाग बरु म तेरोवटा फोटो खिचिदिन्छु यही हालतमा। ह्याप्पी होली भनेर भरे ट्याग गरेस्
10: पकै ल भयो खै हेरौ त कस्तो छ ल हेर आजको फोटो त के हेर्छ सबै बाँदरको थुतुनु जस्तो आएको छ
12: तपाईँको त झन् सेम यार हेर्नु त
10: के सेम भन्छ
12: दाँत मात्र टिलिक्क टल्किरहेको छ अरू त सब ढेँडो बाँदर जस्तो देखिरहेको छ
10: अनि होलीमा यस्तो त भइहाल्छ नि त्यही पनि हेर्न कस्तो हेर्छौँ देखाएको छ
12: दाइ तपाईँ त सधैँ अब यस्तै भनेर हिँड्यो हुन्छ यार एकदम ह्यान्डसम देखिरहेछ
10: नगर फाल्तु कुरा गर्नुभन्दा यो फोटो हेर्ला हेर त
12: नयाँ भाउजू हो कि क्या हो
10: हजुर भन्दा पनि अस्ति मैले भनेको थिएँ नि बुझिस्
12: कुन त्यही डिम्पल कि के भन्ने
10: नाम त याद गरेर रहेछ त्यो केटोले दामी छ नि त
12: राम्रै छ
10: भेट्ने हो त
12: भेटौँ न
10: अनि खर्च त गर्नुपर्छ नि
12: 1200 रुपियाँ छ हो दाइ
10: त्यतिले डिम्पलसँग बस्नुलाई होइन कि चटपटे खानालाई चाहिँ हुन्छ त तोरी 1200 बोकेर कि पानीपुरी खान जानला हो
12: ल अनि कति चाहिन्छ त
10: कम्तीमा पनि 8-10 हजार नबोकी त्यस्तो केटी भेट्न जान्छ कोही 12 नदेखा न
12: पैसा त म जसरी म्यानेज गरौँला नि दाइ तर लास्टमा पैसा जुटाउने काम मात्र त हुन्न नि
0: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ रोपेको नफलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट 4 जना विजेता हुनुहुनेछ विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा 1 जना सुपर विजेता घोषणा गरिनेछ सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ
13: गत हप्ता सोधिएको प्रश्न थियो नेपालको कानून अनुसार नाबालिग भन्नाले कति वर्ष उमेर नपुगेको व्यक्ति बुझिन्छ यसको सही उत्तर हो 18 वर्ष सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत झापाबाट ठाकुर सिंह गुरुङ मुगुबाट कमला रावल दार्चुलाबाट गौरी बोहरा र झापाबाट विशाल बराल विजेता बन्नुभएको छ यहाँहरूलाई धेरै धेरै बधाई तपाईँले रु 200 को रिचार्ज जित्नु भएको छ साथै अङ्क 1-46 सम्मका साप्ताहिक विजेता मध्येबाट गोला प्रथा मार्फत कञ्चनपुरकी हिना बोहरा सुपर विजेता बन्नुभएको छ तपाईँलाई धेरै धेरै बधाई हिनाजी तपाईँले स्मार्टफोन जित्नु भएको छ पुरस्कारका लागि हामी तपाईँलाई सम्पर्क गर्नेछौ अब यो हप्ताको लागि प्रश्न रहेको छ बच्चा जन्मेपछि कति दिनभित्र निशुल्क जन्म दर्ता गराउन सकिन्छ प्रश्न फेरि एकपटक बच्चा जन्मेपछि कति दिनभित्र निशुल्क जन्म दर्ता गराउन सकिन्छ
14: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660-1-34567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801-75008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी 1 स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ हवस् त रोपेगुना फलको अर्को अङ्कमा भेटौँला नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 58
2: चिया पनि यस्तो हुन्छ, मरिच मात्र ठोकेर चिया बन्छ।
3: मलाई चाहिँ ठिक्क लाग्यो है, चिनी कम मरिच ट्वाक्क छ।
4: त्यही त, योभन्दा धेरै गुलियो खाने भए त चिनी कारखानामै जानुहोस् न बड्डा।
5: अब लालो काकालाई तोरेको गेडामा त पाल खोज्ने बानी, केही न केही कुरामा खोज्न लागि त चुप लागेको पो।
2: नकराओ साउजी, भएपछि ग्राहकको चित्त बुझाउनु पर्दैन। कहाँ गयो तेरो केटो? त्यसले पकाउँछ बरु मिठो चिया।
5: त्यो काम गर्ने भाइ बा बिरामी भए भनेर अचानक घर हिँडिहाल्यो, मेरो त हातखुट्टै भाँचे जस्तो भएको छ नि।
2: त्यो आएन भने यो हिक्मतलाई राख्न भाँडा माझ्न। बाउको फेन्सी पसलबाट पैसा धुत्दै जान खाँदै गरेपछि अचेल थिम्किन दिन्नन् के रे? अरू के काम छ रे यसको?
4: अर्कालाई हेपेर बोल्न त खुब जानेछ नि बड्डाले, अनि कति नै यो मासकोटको सबैभन्दा व्यस्त आफू नै छान्छौ त बुट्टा।
2: छु छु त, अहिले पनि बुढीलाई एकैछिन पसलमा बस्दै है बुढी भनेर चिया खान आएको। ए अँ, जगत बाबुले बनाउन लागेको बाउसम्मको कुरो कहाँ पुग्यो?
3: चलिरहेछ लालु काका। अब खास गरी भर्खर बिहे गरेका, बाउ बन्न लागेका र केटाकेटी हुर्काउँदै गरेका बाउहरूलाई समेट्दैछौँ हामीहरू।
4: भविष्यमा बाउ बन्न सक्नेलाई समेट्दा हुँदैन जगत?
2: जसको आज बेलुकाकै भविष्यको टुङ्गो छैन उसले भविष्यमा बाउ बन्न सक्ने भन्छ, हँसाउने पनि सीमा हुन्छ नि।
4: चुप लागे बड्डा तपाईँ, यो बाउ समूहले गर्छ चाहिँ के जगत दाई?
3: यो खासमा श्रीमानहरूले आफ्नो श्रीमतीलाई गर्भावस्थादेखि बालबच्चा नहुर्किन्छ सघाउन, आपसमा छलफल गरेर परिवार योजना बनाउन भनेर ज्ञान आदान प्रदान गर्न बनाएको समूह हो हिक्मत भाइ।
4: ए
2: पहिला बिहे गर्न, बिहे गरेकै दिन जगत बाबुले तँलाई समूहको सदस्य बनाइदिइहाल्छ नि होइन?
4: हेर बुढा, वास्तवमा भन्ने हो भने मेरो बिहेको लगभग सबै तयारी सकियो, केटी खोज्न मात्रै बाँकी हो।
5: खालि उटङ्गे उटङ्गे कुरा मात्रै गर्छ झन्।
4: अनि केटी नै भेटिन्न नि त, मैले केराको थामसँग बिहा गर्नु?
3: अब केटी चाहिँ के हराएको सिक्का हो र भने बाटो बाटोमा खोज्दै हिँड्दा भेटिने। अब चिन्जान हुनु पर्यो, मन मिल्नु पर्यो।
2: तेरो ए उत्सव, तेरो ससुरालीमा थिन्ने हो तिनानी, तेरो साइला ससुराली छोरी के?
5: यसको पानी हेर्दा त साइला ससुराकी छोरी होइन, भट्टीकी साइली भेटाइदिउँ जस्तो लाग्छ नि काका।
3: अब दुईजना साथी चाहिँ साडु साडु भएको चाहिँ राम्रै हो है। अब यता रमा बहिनीलाई पनि आफ्नै काकाकी छोरी छिमेकमा हुँदा त साथी हुने भयो नि।
5: अब यो लम्फोलाई मैले साली फकाइदिएँ भन्ने कुरा थाहा पाएँ भने मेरो त ससुराली जाने आउने नै बन्द हुन्छ। यस्तोलाई मिलाइदिने मैले
4: कति नै यसैलाई मैले तेरै साली बिहे गराइदिएँ भनेर हात जोडे जस्तो पो गर्छ गाठे। यो संसारमा बिहे गर्नु तेरै ससुराली मात्रै छ र कसम जगत दाई, एक महिनाभित्र बिहे गरेर देखाइदिन्छु म यसलाई लास्ट हेबे गाँठे।
5: लु बाबा फुर्ती नलगा, हेर्दै जाउँला म पनि। म भएन भने तँलाई कसले केटी खोजिँदो रहेछ, कसरी बिहे हुँदो रहेछ हेरौँ न म पनि।
4: ए भयो भयो, तैँले पनि फुर्ती नलगा, आजसम्म तैँले केटी नखोज्दै रै बिहे नगरे हो र मैले?
5: भुती भए त गरिहाल्थिस् नि बिहे।
4: तिमीहरू जस्तो स्वास्नीको फरिया बेरी हेर बस्नु नपरोस् भनेर तँ जस्तो छिर्के आने साथीलाई त देखाउनकै लागि भए पनि बिहे गरिन्छ, बिहे नगरौँ जे तिरो ढाउमा आउन त के तस भेट्दैन भेट्नु।
6: फुल फुले झै पानी परे पछि को आकाश खुले झै।
4: पुरानो फिल्मको भए पनि यो गीत कस्तो राम्रो छ है गान्जी।
7: ठिकै छ दाई,
6: मुसुक्क हाँसी देऊ।
7: दाई स्वर राम्रो भए पो सुनिरहन मन लाग्छ भने।
4: तैँले मात्र हो गान्जी मेरो स्वर नराम्रो भने, सबैजना मेरो स्वर सुनेर कस्तो लट्ठ पर्छ।
7: पत्याएको
4: आज यति नै गरौँ गान्छी, बाँकी भोलि खनेर मकै छराउँला हुन्न?
7: होइन नि दाई, सकेर जाउँ, घर गएर भात नै खाने हो क्या रे, अलि ढिलो खाए पनि भइहाल्छ नि, भोलिलाई फेरि के राख्नु?
4: लौ बिर्सिसक्यो क्या हो कान्छी, आज ठुला आमाका पूजा होइन, भात खान उतै जाने हो नि, भात कुर्न पऱ्यो भने ठुली आमा कस्तो रिसाउँछिन्।
7: ए जान्न म त पूजा सुजामा।
4: घरमा भात पकाएको छैन होला, नगरे के खान्छ त,
7: बरु जे जे त्यही खाएर बस्यो, तर ठुलो आमाको जुन मरे जान्न। अस्ति मैले एक थप्पड हाने कि होइन,
8: तैँले पनि त्यसरी मुख चलाउन नहुने। जति रिसुर्दी भए पनि आफ्नै ठुली आमा हुन्।
7: खुब मेरो बारेमा बुवालाई भड्काउँदै रहेछन्। मलाई घरमा नराख्नु रे, मामा घर भए पनि पठाइदिनु रे, मेरो देखासिकी अरूले गर्यो भने गाल पर्छ रे बुढी।
8: तिनको बोली नै त्यस्तै हो, थाहा छ त तँलाई।
7: ठुली आमाको कुरा सुनेर मलाई बुवाले झन्डै पिट्नु भयो। पहिला गाउँभरि आफैले बेजत गर्दै हिँडिन् मेरो, अहिले मैले गर्दा कुलको इज्जत गयो रे।
8: छोड्दैन त कान्छी, तिमीले भनिन् भन्दैमा हुन्छ र?
7: त्यसो भनेर हुन्छ कि क्या हो दाइ? सबैले मलाई नराम्रो देख्दैनन् त, मलाई देखेकी सबैजना खासखुस गर्न थालिहाल्छन्। तिमीले गर्दा भएको हो यो सबै।
8: हेर कान्छी, तँ कस्तो छस् भन्ने तँलाई पनि थाहा छ, मलाई पनि थाहा छ। कि सबैलाई म नराम्रो होइन भनेर भन्न सक्नु पर्यो?
7: एकजना होइन, दुईजना होइन, कतिजनालाई भन्नु दाइ?
8: हो, त्यही भएर मैले यो कुरालाई यहीँ छोड्दै भनेको। जे हुनु भइसक्यो, यही एउटै कुरा सम्झेर बसेर हुन्छ त?
7: सम्झिन कसलाई मन छ र दाई? आफूले बिर्सिन्छु भन्दा पनि अरूले बिर्सिनै दिँदैन रहेछन्।
8: पहिला तँ आफू वास्ता गर्न छोड त, अरूले पनि भन्न छोड्दा रहेछन् कि रहेनछन्?
7: आमा खालि रोइरहनुहुन्छ, बुवाको पनि दम बढ्या छ। मेरो कारणले सबैलाई दुःख भयो जस्तो लाग्छ दाई मलाई।
8: हो यस्तै यस्तै सोच्छस् र त अनि, तर आजभरि पढाइमा पनि ध्यान छैन। साँच्चै भोलि स्कुलमा कार्यक्रम छ भने होइन, कविता लेखिस्? लो, अनि भोलि कविता नभन्ने?
7: खै
8: खै पो भन्छ, कुसुमले स्कुलको कार्यक्रममा कविता नभनेर होला त।
7: नयाँ कविता लेख्न सकेको छैन कि दाइ, फोकस नै हुँदैन मेरो।
8: नयाँ लेख्न नसके पुरानो भन्,
7: हेरौँ अब के हुन्छ।
8: तेरा लागि कविता पढाइ भन्दा ठुलो अरू कुरा के हो र कान्छी? भइसकेका कुरामा सम्झेर कसरी अगाडि बढ्न सकिन्छ भन त?
7: के गर्ने त दाइ, के गर्ने? स्कुल छरछिमेक सबैको अगाडि नराम्रो भएको छु म, के गर्ने कसो गर्ने? खालि छटपट मात्रै हुन्छ मलाई त।
8: तँलाई आफू सही छु भन्ने छ नि होइन कान्छी?
7: हो।

0: मसिलै मसी भरियो त
1: पराधै भएछ
0: बेला बेला तेरो ध्यान कहाँ जान्छ भने यस्तो पनि गर्छ त कसैले
1: थ्याट हतार हतारमा गर्दा यस्तो भएछ यार ढक्कनै लाउनु बिर्सेछु
0: केटोले पेनको ढक्कन त लाएछ तर अगाडिबाट लाउनु पर्ने पछाडिबाट लाएर पो हालेछ गोजीमा
1: राइट त्यही भएछ भने के गर्ने होला यार
0: अब के गर्ने घर जाने यो सर्ट फाल्ने अर्को सर्ट किनेर लाउने
1: आफूसँग पैसा खडेर लागे बेला कहाँबाट किन्नु अर्को सर्ट यसैलाई धोएर लाउने हो धोए त गइहाल्ला नि होइन
0: त्यो त धोएपछि थाहा होला नि तर आजभोलि तेरो दिमाग चाहिँ काम गर्न छाडा जस्तो छ हो
1: ए त्यस्तो के होइन कहिले काहीँ त भइहाल्छ नि
0: खै मलाई त शङ्कै लाग्छ यार ल जाउँ हिँड
1: कहाँ जाने भन्छ फेरि यहाँ अब बुक राख्न पाएको छैन
0: क्यान्टिनतिर जाउँ न हिँड खाजा खाने होइन
1: ल ल ल जाउँ अब एकछिन रोक त कसको फोन आयो फेरि हेलो विवेक दाइ ए तपाईँ त्यहीँ हो र ए ल ल ल म आइहालेँ
0: के भन्छ त्यो
1: त्यो पनि क्यान्टिनमै रहेछ चाँडो आइज भन्छ ल जाउँ
0: भयो जाँदैन म तजा
1: ल के भयो फेरि
0: केही भएको छैन तजा खाएर आएस म यतै बस्छु
1: भर्खरै छिटो जाउँ अहिले बेल बज्छ भन्दै थिएस् त के भयो फेरि
0: भइगयो नि त अहिले नजाने मुड भयो मेरो
1: के खालको मान्छे रहेछ यार भर्खरको भर्खर के भयो तँलाई
0: के भएको छैन त्यो विवेक त्यही क्यान्टिनमा छ भने होइन
1: हो
0: अन्त जाने हो भने जाउँ विवेक त्यो क्यान्टिनमा छ भने म त्यहाँ जान्न कुरो त्यही भयो
1: ल किन
0: अब किन भन्ने
1: कस्तो रहेछ के रिजन त होला नि तिमीहरू फेरि झगडा गरे हो
0: मान्छे मन नपर्नलाई झगडै हुनुपर्छ भन्ने छ र त्यसको व्यवहार त तँलाई थाहै छ त
1: ए खास कुरा चाहिँ के हो भन्न खालि कुरा घुमाएको घुमाइसँगैदेखि
0: अब तँलाई के भन्नु त्यही सरला दिदीको कुरा छैन
1: कस्तो कुरा
0: ए उसले फोन गर्ने भन्ने कुरा के
1: बुझे भन के भयो
0: एकपटक त तैँले पनि सम्झाएकै हो क्यारे कि होइन भन् त
1: हो अबदेखि म के गर्दैन भनेको थिएँ त्यो बेला पनि
0: अचेल फेरि त्यसले फोन गर्ने म्यासेज गर्ने फेरि उस्तै गर्न थालेछ भने
1: यो विवेक त घामडै रहेछ यार
0: त्यसलाई देख्यो कि मेरो त कहाँबाट रिस उठ्छ भने त्यही भएर मलाई भेट्नै मन लाग्दैन त्यसलाई
1: मलाई के थाहा त तिम्रो यस्तो भन्ने
0: अस्ति दिदीको मोबाइल चार्जमा हुँदा यसो चेक गरेको त सबै थाहा पायौँ अस्ति त बिहे गर्छु भन्दै म्यासेज पठाएको रहेछ भने
1: अनि गर्छ भने गरिदिएँ नि त झन् विवेक दाईलाई के छ भिनाजु भनेर ढोक्देलास
0: ए जोक नगर्न यार त्यो मुलाले मेरो दिदी बिहे गर्ला जस्तो लाग्छ तँलाई
1: त्यसो भए दिदीलाई सम्झा नि त यो मान्छे यस्तो छ यसको भनाइमा नलाग्नु भनेर
0: के सम्झाउनु यार दिदीले उल्टै गाली गरेर मलाई नै मार्ला जस्तो गर्छ भने मैले जे गरेँ नि तँलाई के मतलब पो भन्छ बहिनी भावे मैले जाने थिएँ अब दिदी परी
1: त दुईतिरको चेप्पामा परिछस् त अब के गर्छस्
0: अब चाहिँ बुवालाई नै भन्नु पर्ला जस्तो छ यार
1: यसमा बुवा आमालाई भनेर के गर्छस् तेरो दिदी आफै विवेकको पछि लाग्न थालेपछि त्यो मैले रोक्न सक्छौ त
2: रोपेको न फल तपाईँलाई कस्तो लागिरहेको छ नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ
3: गत हप्ता सोधेको प्रश्न थियो स्थानीय तहको निर्वाचन कहिले हुँदैछ यसको सही उत्तर हो 2079 साल वैशाख 30 गते सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत सुनसरीबाट दीर्घायु श्री पराजुली कालीकोटबाट सन्जु बम हुम्लाबाट गणेश देवकोटा र तेह्रथुमबाट अरूणा दर्नाल विजेता हुनुभएको छ प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई हामी विजेताको मोबाइलमा रु 200 बराबरको रिचार्ज पठाउनेछौ अब यो हप्ताको प्रश्न

0: हाल नेपालमा कति तहको सरकार छ? प्रश्न फेरि एकपटक, हाल नेपालमा कति तहको सरकार छ? केही प्राविधिक समस्याका कारण तपाईँले 32100 रोपी गुणाफल नियमित रूपमा सुन्न सक्नु भएको छैन। अङ्क 51 पछि 32100 सुन्न नपाइएका अङ्कहरू यहाँहरूले छिट्टै सुन्न पाउनुहुनेछ। प्राविधिक समस्याका कारण भएको असुविधाप्रति हामी क्षमा प्रार्थी छौँ। छुटेका र नयाँ अङ्कहरू सुन्नका लागि 32100 डायल गर्दै गर्नुहोला।
1: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013456667 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपे गुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: कोभिड-19 विरुद्धको खोपले गम्भीर बिरामी हुन र मृत्यु हुनबाट समेत बचाउँछ। यो खोपले तपाईँलाई कोरोना भाइरसबाट संक्रमित हुनबाट बचाउनुको साथै अरू व्यक्तिमा भाइरस सर्नबाट पनि जोगाउँदछ।
1: संक्रमणबाट बच्न एक आपसमा कम्तीमा 2 मिटरको दूरीमा बस्नुहोस्, मास्क लगाउनुहोस्, विशेष गरी भीड़भाड़ भएको ठाउँमा वा हावा ओहोर दोहोर नहुने बन्द कोठाहरूमा नजानुहोस्, नबस्नुहोस्।
0: खोक्दा वा हाच्छ्यौं गर्दा कुहिनाको प्रयोग गर्नुहोस्। बारम्बार साबुन पानीले हात धुनुहोस् वा सेनिटाइजर लगाउनुहोस्।
1: यी र यस्ता सुरक्षाका उपाय अपनाएमा कोभिड-19 आफू बच्न र अरूलाई बचाउन सकिन्छ।
2: युनेस्को, विश्व स्वास्थ्य संगठन र एन्टेना फाउन्डेसन नेपालद्वारा जनहितमा जारी सन्देश।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 102
2: खै एक्सरे गर्ने भने डाक्टर अहिलेसम्म आएन
3: अँ भने हेल्थ पोस्टको मिसले एकपटक सदरमुकाम नै गएर जचाउनु भन्नुभयो त्यही भएर आएको खै नानीको पालामा त गाउँमै जचाएर भएको थियो
2: कहाँबाट यहाँ के हो
3: बड्डा चौरबाट
4: ओहो यहाँ किन यस्तो भिड तपाईँहरूको तपाईँहरू बाहिर गएर बसिदिनुहोस् न एकछिन
2: हुन् डाक्टर
4: भनेको सुन्नु भएन तपाईँहरूले बाहिर गएर बसिदिनुहोस् भनेको
3: मेरो पालो त एक नम्बरमै छ
4: त्यही पनि बाहिर गएर बस्नुहोस् न म बोलाउँछु नि नाम हुँदैन
3: हस्
5: छिटो गरे हुन्थ्यो आफूलाई बस छुट्ला भन्ने पिर लागिरहेछ
3: अब कति नै बेर लाग्ला र
4: ल इन्दु भट्ट आउनुहोस् त दाइ तपाईँ बाहिरै बस्दिनुहोस् न है
5: किन भित्र बस्नु हुँदैन र
4: ठाउँ सानो छ अप्ठ्यारो हुन्छ नि अब एकैछिन बाहिर बस्नुहोस् न केही पऱ्यो भने म बोलाउँछु
5: ल त ल
4: यहाँ बेडमा सुत्नुहोस् त इन्दुजी अब ल अलिकति पेटको यो भागको कपडा चाहिँ माथि सार्नुहोस् त ल त्यहाँ स्क्रिनमा पनि हेर्नु है तपाईँ पनि हेर्नु ल यो पहिलो बच्चा हो तपाईँको
3: होइन एउटा छोरी छ
4: अनि छोरी कति वर्ष कि बहिनी
3: 22-23 महिना कि भाइ
4: ओहो अनि यति छिटो अर्को बच्चा जन्माउनु लाग्नुभएको छिटो भएन
3: छिटै भयो
4: उमेर चाहिँ कति भयो
3: 18 पुगे
4: 18 वर्षमै दुईटा बच्चा त भएन है
3: डाक्टर साहब
4: हजुर भन्नु न
3: छोरा छ कि छोरी
4: के चाहिएको छ तपाईँलाई
3: छोरा नै छ हो डाक्टर साहब
4: हेर्नुहोस् तपाईँको गर्भमा छोरा छ कि छोरी छ भनेर चाहिँ भन्न मिल्दैन अब हामीले भन्यो भने इभन तपाईँले सोध्यो भने पनि कानुन लाग्छ थाहा छैन तपाईँलाई अनि तपाईँलाई त एक महिना अगाडि नै अल्ट्रासाउन्ड गराउनु भनेर लेखेको रहेछ किन गाउनु भएको
3: अब हाम्रो गाउँमा यस्तो सेवा नै छैन सदरमुकाम आउने भने कहिले के नमिल्ने कहिले के
4: त्यसो भनेर हुन्छ त यस्तो कुरामा पनि तपाईँ हेल्थ चेक नै गर्नुहुन्छ तपाईँसँग अघि आउनु भएको को
3: मेरो श्रीमान
4: अब एकचोटि बोलाउनुहोस् त उहाँलाई
3: अब उठ्दा हुन्छ
4: हजुर हजुर हुन्छ हुन्छ उठ्नुहोस्
3: सुन्नु त एकपटक भित्र आउनु रे
4: बस्नुहोस् त हेर्नुहोस् तपाईँहरूको बच्चाको विकास हुनुपर्ने जति भएन अझ स्पष्ट भन्नुपर्दा उसको टाउको त विकासै भएको छैन नर्मली यस्तो अवस्थामा हामी चाहिँ बच्चा नजन्माउनको लागि चाहिँ सल्लाह दिन्छौँ
3: के तपाईँको मतलब मैले यो बच्चा फाल्नु
4: हेर्नुहोस् म तपाईँको भावना बुझ्छु इन्दुजी तर वास्तविकता त्यही नै हो
5: पहिला त त्यस्तो कुनै पनि समस्या देखिएको थिएन अहिले के कारणले यस्तो भयो डाक्टर साहब
4: अब के कारणले भयो भनेर थाहा पाउन चाहिँ उहाँको सबै टेस्टहरू गर्नुपर्ने हुन्छ अब हेर्नुहोस् सानो उमेर छ
5: हजुर
4: त्यसमाथि पनि पहिलो र दोस्रो बच्चाको बीच पनि अन्तर देखिन्न यही भएर पनि समस्या आएको हुनसक्छ
6: कति मोबाइल खेला राख है ला पैसा राख
7: हजुरले नै राख्नु बुवा मलाई अहिले चाहिएको छैन
6: ल भन् त मलाई कहाँबाट ल्याइस यत्रो पैसा
7: त्यही अस्ति नगरपालिकाले सम्मान कार्यक्रम राखेको बेला दिएको थियो कि यो 25,000 नगद र उयो प्रमाणपत्र दिएको थियो हेर्नु त यो प्रमाणपत्रमा मेरो फोटो पनि राखिदिएका छन्
6: सधैँ यस्तै राम्रो गर्दै जानु क्रिकेट खेलेर यत्रो प्रगति गर्लास् भन्ने त लागेको थिएन तैपनि गरिस खुसी लागेको छ
7: प्रगति गर्ने नगर्ने भन्ने त आफैमा भर पर्ने हो नि होइन र बुवा मेहनत गरे जे पनि राम्रो हुन्छ नगरेको भए पनि बिग्रिँदै जान्छ
6: अँ कुरा गर्न पनि सिपालु भएछस् त अनि काठमाडौँ जानुपर्छ भन्दै थिइस् पैसा त चाहिएला नि
7: चाहिँदैन काठमाडौँ जाँदा त समितिले लान्छ जाने खाने बस्ने सब उतै व्यवस्था हुन्छ अब तपाईँले मेरो भन्दा नि बढी आफ्नो ख्याल गर्नु कि बुवा
6: अस्तिको औषधि खान थालेपछि त अहिले त ठिक छु त मेरो किन चिन्ता गर्छस् एक खोराक औषधिले खोकी चट बनाइदियो
7: अब निको हो भनेर पुरै औषध खान छोड्ने होइन नि फेरि पुरै डोज खानुपर्छ ए सात पनि बज्न थालेछ अनि बेलुका खाने औषध खानुभयो त
6: छैन अब खाउला नि
7: अब खाउला भन्दा पनि खाइहाल्नु न त खै औषध कहाँ छ
6: औषध यहीँ छ खै पानीले त म तेरै अगाडि खाइहाल्छु नि
7: ए लिनु
6: उता तेरी आमाले धेरै औषधि नखानु ग्यास्ट्रिक हुन्छ भनेर औषधि खानै दिन्नथे यता फेरि यसले औषधि छुटाउनै हुन्न भनेर खुवाक्को खुवाकै गर्छ अनि आज तेरी आमासँग कुरा गरिस् त?
7: गरे।
6: अनि के भन्थे त?
7: त्यस्तै त खासै केही कुरा भएन, बुवालाई कस्तो छ भनेर सोध्दै हुनुहुन्थ्यो, मलाई पनि कहिले आउँछस्, बुवासँगै आसे आउने बेला भन्दै हुनुहुन्थ्यो।
6: अस्ति तँलाई टिभीमा देखेको बेला तेरी आमा कम्ती खुसी भएको थिए त, पुरै छिमेकमा आयुष टिभीमा आएको छ हेर है भन्दै टिभी हेर्न लाउँदै थिए।
7: हो र?
6: हो त। अनि तेरो फोटो त पत्रिकामा पनि छापे रहेछ त, होइन?
7: हो, कसरी थाहा पाउनुभयो? मैले त भनेको थिइनँ त।
6: तेरी बहिनीले मोबाइलमा देखाउँदै थिए।
7: ए, नानीले फेसबुकबाट ताने होले, मैले फेसबुकमा हालेको थिएँ, त्यही होला।
6: त्यही त होला, मलाई त फेसबुक सेसबुक केही थाहा छैन। अनि तिमीहरू गेम खेल्न चाहिँ कहिले जान्छौ त?
7: खै बुवा, अब उनीहरूले नै फोन गरेर बोलाउने हो क्या रे, हेरौँ कहिले बोलाउँछन्, अर्को महिनातिर पो हुन्छ कि।
6: सम्झनाले दाइसँगै बसेर पढ्ने हो भन्दै थिए, तँ फेरि गेम खेल्न जाने कुरा गर्छस्, कसरी हुन्छ त?
7: त्यो त म मिलाइहाल्छु नि बुवा, नानी आउने नै हो भने त बरु अलिक छिटो गर्नु पर्ला, यता भर्ना सकेर पढाइ सुरु हुन थालिसक्यो, तैपनि म भोलि कलेज गएर कुरा बुझ्छु।
6: बुझ्ने मात्र होइन है, मिल्छ भने बरु नामै दर्ता गरेर आए नि भयो नि।
7: हुन्छ। अनि उता तपाईँ पनि बिरामी, अनि आमा पनि उस्तै, नानी पनि यति आएपछि त कि तपाईँहरू पनि यति आउनु?
6: अब हेर, यतिका उमेरसम्म आफ्नै गाउँठाउँमा बसियो, यहाँको खेतीपाती रहनसहन छरछिमेकी सबै छोड्न कहाँ सकिन्छ र हो? अब यो उमेरमा यता र उता गर्दिनँ म, बरु तेरी आमाले आयुषसँग एउटा सल्लाह गर्नै पर्ने थियो भन्दै थिए।
7: कस्तो सल्लाह हो र?
6: अब कस्तो सल्लाह भन्नु, बुहारी भित्राउने रहर कहिल्यै पुरा नहुने भयो भन्दै तेरी आमा खालि मसँग गनगन गर्थे। ए, अब त सोच्नु पर्दैन आयुष।
7: अहिले त मैले त्यस्तो सोचेको छैन बुवा।
6: नसोचिया भए सोच्न त, अब सहयोग भने अप्ठ्यारै भए बेला गर्ने त हो नि। मेरो पनि यसपालि बुहारी भित्राउने ठुलो रहर छ हेर, गाउँमा एउटा राम्रो खानदानबाट कुरा आएको छ, केटी पनि लक्षणकी छ अरे, यसपालि चाहिँ नाइ नभने आयुष।
8: जगतै, तपाईँले चलाइदिनु न कार्यक्रम, मैले एक त चलाउनै जान्दिनँ, चलायो भने पनि सुहाउँदैन क्या।
9: के नसुहाउनु नि, आफ्नो कार्यक्रम आफै चलाउनु त हुनु।
8: तेरी दाई, अब आफ्नो नारायण कर्मको पण्डित आफै हुने जस्तो कुरा नहरौँ न, तपाईँले यसो औपचारिक त निभाइदिनु न।
9: ल त ल ल
8: ल, मिलाउनु मिलाउनु
10: ल। उपस्थित सबैजनालाई मैले एकैछिन यतातिर ध्यानकर्षण गराउनु चाहे है। हाम्रो उत्सव भाइले यो माझकोटको सबैभन्दा ठूलो कुखुरा फर्म सुरुवात गर्न लागेकोले आज हामी सबै त्यसैको उद्घाटन गर्न जाँदैछौ। ताली। अब सबैभन्दा पहिला म संयुक्त रूपमा रिबन काटेर यो फर्मको उद्घाटन गरिदिनु हुन हाम्रो समाज विकास बैंकका माझकोट शाखा प्रबन्धक ललिताजी र वडाध्यक्ष लालु भण्डारीजीलाई आग्रह गर्दछु।
11: यति राम्रो काममा मलाई उद्घाटन गर्न लागेको छौ, तिमीहरूको काम पनि सफल होस्।
10: ल, अब हाम्रो यो फर्मको सञ्चालक उत्सव भाइलाई पनि आफ्ना केही शब्दहरू राख्नको लागि एकदमै धेरै आग्रह गर्दछु। ल, औ भयो।
12: धन्यवाद जगत दाई। खासमा यो भाषण गर्नुपर्ने कार्यक्रम त होइन, तर पनि माझकोटमा पहिलोपल्ट यसरी ठूलो संख्यामा कुखुरा पाल्ने गरी व्यवसाय थालेका छौ, तपाईँहरूको आशीर्वाद पनि पाइयोस् र यसो हल्ला खल्ला पनि होस् भनेर उद्घाटन कार्यक्रम नै राख्ने सोचियो। वास्तवमा भन्ने हो भने म यो फर्मको सञ्चालक हुँदै होइन, यसको खास सञ्चालक अथवा प्रोप्राइटर रमा हुन्, र यो फर्मको नाम हामीले पूर्णिका एन्ड सन्देश कुखुरा फर्म राखेका छौ। आफू प्रोप्राइटर नभएपछि फर्मको बारेमा मैले धेरै बोल्नुभन्दा पनि वास्तविक हकदारले बोल्दा उचित होला मान्दछु। धन्यवाद, धन्यवाद।
10: आफू पनि चिन्ने उपाय चाहिँ राम्रै जानेछ है उत्सव।
12: के गर्नु अब,
10: उसो भए रमा बहिनीलाई आफ्ना भनाइ राख्नुहुन र अनुरोध गर्दछु।
13: मलाई त बोल्नै आउन, खै के भन्ने, आफूलाई भन्न मन लागेको कुरा भन्ने त हो नि, खुलस त भन न रमा। धन्यवाद जगत दाई। यो कुखुरा फर्म खोल्ने निर्णयसम्म आइपुग्दाखेरि चाहिँ हामीले यो जिन्दगीका धेरै उतार चढावहरू बोकेका छौँ। पालिकाले दिएको 12-14 कुखुराबाट ख्याल ख्यालमा सुरु गरेको हाम्रो यो व्यवसाय चाहिँ आज 2500 कुखुराको फर्मसम्म आइपुगेको छ, अनि बैंकको लोन, सरकारी अनुदान र हाम्रो लगानी समेत जोडेर करिब 25 लाख रुपियाँ चाहिँ यसमा लगानी भइसकेको छ। त्यसका साथसाथै अनि सरकारले शुरू गरेको महिला उद्यमशीलता कार्यक्रमले दिएको कर्जाले चाहिँ व्यवसाय सञ्चालन गर्न हामीलाई निकै नै सजिलो भएको छ। अहिले चाहिँ हामीसँग दुईजना कर्मचारी छ, आशा छ समय र परिस्थितिले साथ दिएसम्म पक्कै पनि सफल भइएला। हस् त धन्यवाद।
10: एकछिन रमा बहिनी, महिला उद्यमशील कर्जा कसरी पाइने रहेछ त्यो पनि भनिदिनुहुन्छ कि?
13: सबभन्दा पहिला त फर्म वा कम्पनी दर्ता गर्नुपर्ने रहेछ, अनि आन्तरिक राजस्व कार्यालयमा पुगेर प्यान नम्बर लिनुपर्ने रहेछ नि। त्यसपछि चाहिँ कम आधार ब्याजदर भएको बैङ्कहरू हुन्छ नि, त्यही छानेर निवेदन दिनुपर्ने रहेछ, अनि आफू र घरको अन्य सदस्यहरूको नागरिकताको फोटोकपी पनि दिनुपर्ने रहेछ।
10: रमा बहिनीले भने जस्तो उद्यमी हुन चाहने महिलाहरूका लागि सरकारले ऋण, अनुदान, छुट जस्ता धेरै सहुलियतहरू दिने गर्दछ। अब कसैलाई इच्छा छ भने सानो तिनो व्यवसाय गर्न यसले निकै नै सघाउँछ है। अब अर्काको जागिरको मुख मात्रै ताकेर बस्न पर्ने समय होइन यो।
9: जगतै मलाई केही कुरा बोलाउँ बोलाउँ लाग्यो, अलिकति बोलाउँ है।
10: ल ल ल तिम्रै कार्यक्रम त हो नि। ल ल यहाँ उत्सव भाइले फेरि केही थप्ने रे।
12: खासमा रमाको पनि जाहिर खाने ठुलो रहर थियो, पटक पटक गरेर तीन चार ठाउँमा जाहिर पनि गरिन्, तर जागिरमा आफ्नो इच्छा अनुसारको समय पनि नहुने, तलब पनि खासै नहुने, अनि रमाको यात्रा यतातिर मोडियो।
13: यो सबै उत्सवको दिन हो नि, उत्सवले व्यवसाय गरौँ भनेर नहौसाएको भए म एक्लैले आँटै गर्न सक्दिन थिएँ नि।
14: यसरी व्यवसाय बन्ने आइडियाहरू हामीलाई पनि सिकाउनु पर्यो है।
11: त्यही त प्रगति होस् त यस्तो, यसरी दिन दुई गुना रात चौगुना ढावा चलेकै छ। कुखुरा फर्म यत्रो भएको उत्सव र रमालाई योभन्दा अरू के प्रगति चाहियो?
14: त्यही त
11: गजब छ ल।
14: त्यही त योभन्दा बढी के चाहियो त?
15: खास कुरा त काकाले भन्नु नै भएन अझ।
11: के कुरा हो त्यस्तो खास?
15: हिजोसम्म जागिरको खोजीमा बहुतारिने रमा आज आफै फर्मको प्रोपाइटर छिन्। त्यसमा पनि दुई दुईजनालाई त उनले अहिले नै रोजगारी दिइसकिन्। फोनको लागि त योभन्दा खुसीको कुरा अरू हुनै सक्दैन नि, होइन त रमा?
16: नमस्ते, म सुयानी कौडेल पाल्टाबाट। म ऋतुजना फलको नियमित श्रोता। मैले टाङ्क एकदेखि अहिले 101 मैले पुरै सुनेकी छु नछुटाइकन। ऋतुजना फल एकदमै राम्रो छ, मलाई धेरै नै मनपर्छ यो नाटक। अङ्कित नियन्त्रणाले सृष्टि नाटकहरू उत्पादन गरिरहोस् र ऋतुजना फलले अझै पनि सफलता प्राप्त गरोस्। यसको धेरै अङ्कहरू सुन्न पाइयोस्। यो नाटकले धेरै सन्देशमूलक घटनाहरू समावेश गरेको छ। यसको पात्रहरू त्यत्तिकै उत्कृष्ट हुनुहुन्छ। यसको विषयवस्तु एकदमै उत्कृष्ट लाग्छ मलाई।
0: गत हप्ता सोधिएको प्रश्न थियो, कुसुमले प्रदेश स्तरीय कविता प्रतियोगितामा प्रथम भएर कति रुपियाँ पुरस्कार जितेकी छिन्? सही उत्तर हो 50,000। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत बाजुराबाट दीपशिखा शाह, नुवाकोटबाट सुरक्षा नेपाली, इलामबाट समन राई र मोरङबाट किरण बस्नेत विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने सबैजनालाई धेरै धेरै धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, गर्भमा रहेको बच्चा छोरा हो कि छोरी भनेर छुट्याउनु कानूनी अपराध हो कि होइन? प्रश्न पुनः एकपटक, गर्भमा रहेको बच्चा छोरा हो कि छोरी भनेर छुट्याउनु कानूनी अपराध हो कि होइन? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हौस् त रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तोता अनन्त कश्यप घिमिरे।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार विभिन्न समसामयिक विषय, खास गरी निर्वाचनसँग सम्बन्धित विविध विषयमा छलफल गर्दै आइरहेका छौं। नेपाल चौतारीमा आज हामी मंगसिर चारमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य चुनावका सन्दर्भमा रहेर चुनावी मुद्दाका बारेमा छलफल गर्दैछौ। विशेष गरी आज हामी नेकपा माओवादी केन्द्रले आउँदो चुनावमा कस्ता चुनावी एजेण्डा लिएर जनतामा जाँदैछ भन्ने विषयमा नै केन्द्रित हुनेछौ।
2: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना FNबाट पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्नो विचारहरू लेख्न सक्नुहुन्छ।
1: हजुर, हामी कार्यक्रम नेपाल चौतारीमा छौँ। नेपाल चौतारीमा हामी हालका अङ्कहरूमा चाहिँ हामीले निर्वाचनसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्दै आइरहेका छौँ। मङ्सिर 4 गते निर्वाचन आउँदैछ। अब आज चाहिँ निर्वाचनकै बारेमा, मुद्दाका बारेमा छलफल गर्छौँ। गत हप्ता पनि हामीले मुद्दाकै बारेमा कुराकानी गरेका थियौँ। आजको विषयमा छलफल गर्नका लागि चाहिँ मसँग माओवादी केन्द्रकी केन्द्रीय सदस्य अञ्जना विशङ्की हुनुहुन्छ। अञ्जनाजी, कार्यक्रम नेपाल चौतारीमा यहाँलाई स्वागत छ।
3: धन्यवाद।
1: हजुर, हामी निर्वाचनसँग सम्बन्धित विभिन्न विषयमा कुराकानी गरेका छौँ। आज चाहिँ हामी अब नेकपा माओवादी केन्द्रको चाहिँ तयारी कस्तो छ जस्ता विषयमा र मुद्दा चुनावी एजेन्डा के छन् भन्ने विषयमा छलफल गर्दैछौँ। अब जस्तो अब अहिले अब मङ्सिर 4 आउनलाई अब हामीसँग करिब 54 दिन बाँकी छ, होइन? नेकपा माओवादी केन्द्रको चुनावी अब यो तयारी चाहिँ कसरी भइरहेको छ? आजको कार्यक्रमको छलफलको सुरुवात चाहिँ यहीँबाट गरौँ। चुनावी तयारी कसरी गरिरहनु भएको छ?
3: नेकपा माओवादीले चुनावी तयारी आफ्नो फिल्डहरूमा गरि नै राखेका छ। जस्तो कि चुनावी तयारी भनिसकेपछि एउटा चाहिँ उम्मेदवारीको तयारी भन्ने हुन्छ। उम्मेदवारीको तयारीभित्र पनि दुई खाले उम्मेदवारीको तयारी, एउटा प्रतिनिधि सभामा समानुपातिक प्रतिनिधित्वको सङ्घ र प्रदेशमा, र अर्को प्रत्यक्ष चुनावको तयारी। अब हामीले समानुपातिक प्रतिनिधित्वको सङ्घ र प्रदेशको लिस्टहरू हामीले निर्वाचन आयोगमा बुझाइसकेका छौँ। त्यो तयारी हाम्रो पुरा भइसकेको छ। प्रत्यक्षको तयारी पनि अब हामीले हाम्रो प्रदेश अन्तर्गत सबै प्रदेशहरूबाट कलेक्ट गरेर एक सरो चाहिँ हामीले हाम्रा उम्मेदवारीहरूको बारेमा चाहिँ प्रदेशमा छलफलको तयारी भइराखेका छ, र त्यसलाई चाहिँ माथि केन्द्रमा पुर्याउने कुरामा चाहिँ यो गठबन्धनको कारणले गर्दाखेरि कुन सिट हामीले पाउने, कुन सिट हामीले नपाउने भन्नेसँग सम्बन्धित भएको कारणले आधिकारिक रूपमा औपचारिकै रूपमा चाहिँ हामीले पठाउन सकेका छैनौँ। तर हाम्रो आन्तरिक हिसाबले हामीले कहाँ कसरी गर्ने भन्ने चाहिँ हामी तयारी गरि नै राखेका छौँ, र जिल्ला प्रदेश क्षेत्रबाट चाहिँ लिस्टहरू आइसकेका छन्।
1: यो उम्मेद्वारको कुरा गर्नुभयो है, जस्तो समानुपातिक उम्मेद्वारको कुरा गर्नुपर्दाखेरि चाहिँ के छ, विशेष के छ यसपटक? अब यसरी अहिलेको चुनावको तयारी गर्दै गर्दाखेरि चाहिँ समानुपातिकको लिस्ट बुझाइसकेको छु भन्नुभएको छ, बुझाइसकिएको छ भन्नुभएको छ, के छ विशेष के छ यसपटक?
3: यसपटक चाहिँ हामीले अब समानुपातिकको लिस्टमा चाहिँ समानुपातिक प्रतिनिधित्व पहिला भइसकेका, एकचोटि हुनु भइसकेको नेता कार्यकर्तालाई हामीले नदोहोऱ्याउने भनेका छौँ। विभिन्न लाभको पदमा बसिराख्नु भएकोहरूलाई हामीले नराख्ने भनेका छौँ। कतिपय ठाउँ चाहिँ प्रदेश पछि फरकहरू पनि आएका छन्, तर ती केन्द्रले चाहिँ त्यसलाई चाहिँ अहिले एकचोटि समानुपातिकमा भइसकेकाहरूलाई नदोहोऱ्याउने भन्ने हिसाबले नै हामीले समानुपातिक लिस्टलाई चाहिँ नयाँ साथीहरूलाई प्रतिनिधित्व गराउने ढङ्गले नै समानुपातिक लिस्ट चाहिँ हामीले पठाएका छौँ।
1: हजुर, जस्तो पहिले पनि अब समानुपातिकको कुरा गर्नुपर्दाखेरि चाहिँ गुनासोहरू आएको थिए होइन, जस्तो यसमा चाहिँ अलिकति नातावाद कृपावादका कुराहरू पनि थिए, ती कमी कमजोरीलाई पनि सुधार्ने अवसर छ यसपटक होइन, त्यो कुरालाई पनि यहाँले कतिको विचार गर्नुभएको छ?
3: है, यसपालि त हाम्रो कस्तो क्लियर छ भने एउटा त हामीले प्रदेशबाट नै लिएर आएका छौँ, कसलाई बनाउने कसलाई नबनाउने भनेर कमिटी प्रणाली अन्तर्गत हामीले एउटा त तिनजना भन्दा बढी चाहिँ लिस्टमा चाहिँ तिनजना भन्दा बढी नबनाउने, सक्नुहुन्छ भने एकैजना लिएर आउनुहोस् क्षेत्रबाट, सक्नुहुन्न भने चाहिँ तिनजना भन्दा बढी नबनाउने भनेर हामीले तलैबाट चाहिँ कम गराउँदै लिएका छौँ एउटा। दोस्रो कुरा चाहिँ के छ भने हाम्रो सकेसम्म चाहिँ सर्वसहमत गराएर लिएर आउने, उहाँहरूको अहिलेको अवस्था के छ, उहाँहरू कसरी चाहिँ नि पार्टीभित्र आफ्नो मुद्दामा कसरी पर्फर्मेन्स गरिराख्नु भएको छ, विगतमा चाहिँ उहाँहरू पटक पटक जानु भएको छ कि छैन, त्यो काटछाँट गर्दै गर्दै अनि जिल्लासम्म आइपुग्दाखेरि विभिन्न क्लस्टर हुन्छ, क्लस्टरभित्रको पनि कसको इतिहास कति छ, को चाहिँ दोहोरिएको छ कि छैन, को चाहिँ नयाँ फेस छ, कसले पार्टी सङ्गठनमा चाहिँ आफ्नो आफ्नो क्षेत्रमा रहेर भूमिका निर्वाह गरेका छ, त्यस अन्तर्गत हामीले क्लस्टरहरू बनाएका छौँ र सम्भावित मान्छेहरूलाई चाहिँ हामीले सकेसम्म जिल्ला नदोहोरियोस्, सकेसम्म क्षेत्र नदोहोरियोस् भनेर प्रदेश प्रदेशले नै त्यसरी होमवर्क गरेका छ। र गठबन्धन हुँदाखेरि पनि कतिपय क्षेत्रहरूमा चाहिँ गठबन्धनले चुनावमा चाहिँ उम्मेदवारी पायो भने सकेसम्म त्यही क्षेत्रकोलाई समानुपातिक नबनाउने, फरक क्षेत्रकोलाई समानुपातिक बनाउने, त्यसो हुँदाखेरि भूगोलको चाहिँ नि विभिन्न भूगोलहरूको चाहिँ सन्तुलन कायम हुन्छ, कुनै जिल्लामा चाहिँ तिन चारजना बनाउने, कुनै जिल्लामा एउटा पनि नहुने, त्यो भयो भने चाहिँ के हो त भन्दा अहिले संसदीय प्रणालीमा त एक खालको चाहिँ संसदको प्रतिनिधित्व भने पनि एउटा चाहिँ मिसन पनि हो, पावर पनि हो, त्यस कारणले गर्दा त्यसलाई चाहिँ कसरी सन्तुलन गर्ने अनि जात जातिहरूलाई पनि कसरी सन्तुलन गर्ने भन्ने फोकस नै हाम्रो अहिलेको चाहिँ मुख्य होमवर्क र हामीले गृह कार्य गरेर अगाडि पठाएको नै त्यही छ। नातावाद कृपावाद त हामीसँग त्यस्तो विधि लागू भएको छैन, हामीले त्यो गरेका पनि छैनौँ, त्यसैले गर्दाखेरि चाहिँ यो विषयमा हाम्रो त्यस्तो समस्याको विषय बनेको छैन।
1: पछिल्लो समय चाहिँ अलिकति जस्तो व्यक्ति कि मुद्दा भन्ने अलिकति बढी छलफल हुन थालेको छ होइन, सो अघि यहाँले भन्नुभयो मुद्दाका कुरालाई पनि यहाँले जोड्नुभयो, त्यो भएको भएर चाहिँ अहिले हामी कार्यक्रममा आज हामी मुद्दाकै बारेमा कुराकानी गर्दैछौँ, त्यही भएर यहाँलाई मैले सोध्न खोजेको चाहिँ व्यक्ति कि मुद्दा भन्ने
3: होइन, व्यक्तिसँग मुद्दा त जोडिन्छ, हेर्नुहोस् व्यक्ति र मुद्दा फरक त होइन, तर हामीले मुद्दालाई नै प्राथमिकता दिने, मैले भनिहालेँ नि जस्तो क्लस्टरमा पनि कहिले काहीँ के भइदिन्छ भने खसारिएको चाहिँ उत्कृष्ट महिलाहरू हुनुहुन्छ मानिलिउँ, त्यहाँबाट पठाउनु पर्नेछ भने कहिले काहीँ क्षेत्र जिल्लाले गर्दाखेरि त्यहाँ चाहिँ कट अफ हुन सक्छ, कहिले काहीँ चाहिँ समुदायको हिसाबले चाहिँ एउटै समुदायमा पर्न सक्छ, एउटै समुदाय दलित पनि त्यही समूह त्यही जिल्लाबाट अनि अरू पनि त्यही जिल्लाबाट, यस्ता यस्ता कुराहरू हुन सक्छन् होइन। त्यो कुरालाई चाहिँ हामीले के ध्यान दिएका छौँ भने यसपालि चाहिँ क्षमतालाई पनि हेर्ने, इतिहासलाई मात्रै हेर्ने होइन, क्षमतालाई पनि हेर्ने र क्लस्टरलाई पनि विशेष हेर्ने, जस्तो जनजाति भन्यो अनि जनजातिमा चाहिँ मगरहरू मात्रै आउने मानिलिउँ, गुरुङहरू मात्रै आउने, जनजातिभित्र पनि माथिल्लो तहको मात्रै आउने भन्दा पनि त्यहाँ चाहिँ अल्पसङ्ख्यक जिरेल छ कि छैन, त्यहाँ अल्पसङ्ख्यक चाहिँ नि अब चेपाङहरू हुनुहुन्छ भने त्यो समुदायबाट आएको छ भने उहाँहरूलाई किन नबनाउने, यो खालको बहस चाहिँ हामीले यसपालि गरिराखेका छौँ। फरक भनेकै के हो त भन्दा जनजातिभित्रको पनि त्यो समुदायलाई लिने, दलितभित्रको पनि अलिकति चाहिँ नि विश्वकर्माहरू दोहोरिरहने हुन्छ हरेक दलित समुदायभित्र पनि, त्यही माथि फेरि पहाडे दोहोरिरहने हुन्छ, त्यसलाई पनि हामीले कसरी चाहिँ ध्यान दिन सकिन्छ, त्यो भित्रको क्लस्टरभित्र पनि वर्ग मिलाउने, समुदाय मिलाउने, त्यसलाई पनि हामीले चाहिँ अलिक बढी ध्यान दिएका छौँ, विशेषता भनेको यसपालि त्यही हुन्छ जस्तो लाग्छ।
1: अब कुनै पनि पार्टीको जस्तो यो चुनाव आउनुभन्दा अगाडि चाहिँ मुद्दा के छन्, एजेन्डा के छन् भनेर हेर्ने एउटा यो जनताले थाहा पाउने चाहिँ घोषणा पत्र पनि हो, यहाँले चाहिँ घोषणा पत्रको तयारी कसरी गरिरहनु भएको छ कि बनाइसक्नु भएको छ कि छैन, के छ अवस्था घोषणा पत्रको?
3: घोषणा पत्रको चाहिँ हाम्रो घोषणा पत्रको कार्यदल छ, त्यो कार्यदलले चाहिँ लगभग 15-20 मिटिङहरू छलफलहरू गरिसकेका छ विभिन्न समुदायहरू। त्यसमा चाहिँ घोषणा पत्रमा हामीले के पनि गरेका छौँ भने नामकाज श्रेष्ठको नेतृत्वमा बनेको घोषणा पत्रमा चाहिँ हामीले क्लस्टर वाइज पनि राखेका छौँ, जस्तो महिलाको प्रतिनिधित्व, दलितको प्रतिनिधित्व, विभिन्न समुदायको प्रतिनिधित्व, त्यति मात्र नभएर विभिन्न क्षेत्रहरूको जस्तो उद्योग व्यवसायिक क्षेत्रबाट आउनुभएका, त्यसपछि चाहिँ नि कृषि क्षेत्रबाट चाहिँ आउनुभएका, मजदुर सेक्टरको, अर्को चाहिँ नि स्वास्थ्य सेक्टरको, यो विभिन्न सेक्टरहरूसँगबाट चाहिँ हामीले चाहिँ फिडब्याक लिँदैछौँ। त्यो फिडब्याक लिइसकेपछि हरेक क्षेत्रबाट चाहिँ नि फिडब्याक लिइसकेपछि अनि त्यसलाई कङ्क्रिट गराउने र बुदावाइज गराउने, अनि मात्रै घोषणा पत्रलाई चाहिँ व्यवस्थित गरिने भन्ने छ। अब हाम्रो पुरानो पहिलाको हाम्रो पुरानो चुनावमा हुँदाखेरिको पनि हाम्रो घोषणा पत्र छ, पहिलाको पनि घोषणा पत्र छ। अब त्यो पुरानो घोषणा पत्र मा पनि कतिपय कुराहरू हामीले गरिसकेका छौँ, कतिपय कुराहरू गर्न बाँकी छन्। त्यसो गर्दाखेरि ती घोषणा पत्रमा भएका कुराहरूलाई पनि बाँकी गर्न बाँकी कुराहरूलाई गरेर जाने र गरिसकेका कुराहरूलाई चाहिँ हामीले यो गर्न सकेका छौँ भन्ने भइहाल्छ। त्यस कारणले गर्न बाँकी कुराहरूलाई पनि पुरानो घोषणा पत्रहरू कोलाई पनि सुझावलाई पनि पुराना योभन्दा चाहिँ 5 वर्ष अगाडि तयार गरिएको घोषणा पत्र त्यसपछि अहिलेको घोषणा पत्रलाई ट्याली गरेर नयाँ ढङ्गले अलिक फरक ढङ्गले लिएर जाने भन्ने सोचिएको छ।
1: घोषणा पत्रको कुरा गर्दाखेरि चाहिँ अब प्राय चाहिँ कपी पेस्ट हुन्छ, 5 वर्ष अगाडिका मुद्दा पनि त्यही मुद्दाहरू चाहिँ जस्ता तस्तै पनि आउँछ घोषणा पत्रमा, त्यही कुरा चाहिँ जनतामाझ पुर्याइन्छ भनेपछि 5 वर्षमा हामीले के उपलब्धि हासिल गर्यौँ भन्ने कुरा पनि त्यसमा प्रश्न रह्यो। यो कपी पेस्ट हुन्छ अथवा जस्ताको तस्तै आउँछ, केही मात्रै चाहिँ सामान्य सुधार सामान्य त्यसमा केही करेक्सन मात्रै हुन्छ भन्ने खालको जनगुनासो पनि पटक पटक सुनिने गर्छ, त्यो कुरालाई यहाँले कसरी ध्यान दिनुभएको छ?
3: होइन, त्यो त अब गुनासो त आउने कुरा नै भयो। जस्तो एउटा कुरा चाहिँ कपी पेस्ट भन्ने कुरामा चाहिँ जस्तो जुन कुरा हामीले चाहिँ मेहनत गरेर अघिल्लो चोटि बनाएका थियौँ त्यो गर्नै बाँकी छ भनेपछि त्यो गर्ने कि नगर्ने, नयाँ ढङ्गले कि त्यसलाई छोडिदिएर हिँड्ने त कपी पेस्ट भन्ने कुरै भएन यहाँनिर क्या। जब हामीले मेहनत गरेर यो गर्नुपर्छ भनेर भन्यौँ, हामी मानिलिउँ तपाईँले केही काम गर्नुपर्छ भन्नुभयो तर तपाईँको डेट सिद्धियो, डेट सिद्धेपछि त्यो काम गर्न पर्दैन त, काम त गर्नुपर्ने काम हो नि त। त्यसैले गर्दा गर्नै पर्ने कामहरू, हामीले उठान गरेको कामहरू जब हामीले 5 वर्षभित्र काम गर्न सकेनौ भने त यो त हामीले सकेनौ है जनताहरू
1: भनेको। जस्तो यहाँले भन्नुभएको चाहिँ जस्तो अल्पकालीन र दीर्घकालीन मुद्दाका कुरा चाहिँ अल्पकालीन चाहिँ 5 वर्षभित्रमा समेट्ने गरी बनाइन्छ भने दीर्घकालीन चाहिँ अलिकति त्यो पहिलेकै मुद्दाहरू फेरि पनि कन्टिन्यू हुन्छन् भन्ने कुरा।
3: कहिले काहीँ होइन, यो त अल्पकालीन र दीर्घकालीन त जहिले पनि हुन्छ होइन, रणनैतिक योजना बनाइन्छ, कार्यनैतिक योजना पनि हुन्छ, तर अधिकांश चुनावी नारा चाहिँ रणनैतिक हुँदैन, धेरै थोरै हुन्छ, थोरै हुन्छ किनकि कार्यनैतिक नाराहरू हुन्छ। त्यही कार्यनीतिभित्र पनि मैले 5 वर्ष गर्छु भने तर मानिलिउँ गर्न सकिनँ
1: विभिन्न कारणले,
3: यो कारणले मैले गर्न सकिनँ भनेर जनता समक्ष त माथि त माग्नुपर्छ त। नैतिक बानी एउटा राजनीतिक नेताहरूले पार्टीले त मैले यो कारणले यो काम चाहिँ मैले गर्न सकिनँ है भनेर त जनता समक्ष त जानुपर्ने हुन्छ मैले
1: पक्कै पनि
3: हामीले। त्यस कारणले गर्दाखेरि पनि हाम्रा चाहिँ त्यो पुरा नभएका कामहरू त कपी पेस्ट होइन कि कतिपय कति पुरा भएनन् भनेर त्यसलाई एनालाइसिस गरेर त्यसलाई हेरेर बुझेर अनि हामी यो काम चाहिँ हामीले यो कारणले गर्न सकेनौँ भनेर हामी जनता समक्ष जानुपर्ने हुन्छ र भएका कामहरू चाहिँ यी भए भनेर हामीले त्यसलाई चाहिँ नि चुनावी चाहिँ नारा बनाउनु पर्ने हुन्छ र अब गर्ने कामहरू चाहिँ यो कुरा चाहिँ विगतमा पनि हाम्रो आँखामा पर्या थिएन होला अब चाहिँ हाम्रो पर्छ भनेर जानुपर्ने।
1: हजुर, हामी कार्यक्रम नेपाल चौतारीमा छौँ, नेपाल चौतारीमा आज हामी चुनावी मुद्दाका बारेमा कुरा गर्दैछौँ। त्यसमा नेकपा माओवादी केन्द्रका चुनावी मुद्दा के छन्, कसरी चाहिँ चुनावमा गइरहेको छ नेकपा माओवादी केन्द्र भन्ने बारेमा छलफल गरिरहेका छौँ। हामीसँग अञ्जना विसङ्के हुनुहुन्छ आजको अतिथि। हामी कार्यक्रममा एउटा छोटो विश्राम लिन्छौँ, त्यसपछि हामी हाम्रो कुराकानीलाई निरन्तरता दिनेछौँ।
2: तपाईँ अहिले एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ। हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660013456 र 9805075008। यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन। साथै तपाईँ अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ।
1: हजुर, तपाईँ कार्यक्रम नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा हामी निर्वाचनसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्दै आइरहेका छौं। आज हामीले निर्वाचन को तयारीका सँगसँगै चुनावी मुद्दा के कस्ता छन् भनेर नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य अञ्जना विसङ्गेसँग कुराकानी गरिरहेका छौं। अञ्जनाजी, हामी कुराकानीका क्रममा छौँ। जस्तो यो हामीले घोषणा पत्रको कुरा गर्यौं, एजेण्डाको कुरा गर्यौं, एजेण्डा लिएर जनताकामा जाने कुरा गर्यौं, अनि यो कस्तो हुन्छ भन्दाखेरि चाहिँ जस्तो अब कतिपय एजेण्डाहरू लिएर जाँदाखेरि चाहिँ लाग्छ कि जो प्रतिनिधि हुनुहुन्छ, जो उम्मेद्वार हुनुहुन्छ अथवा जो नेता हुनुहुन्छ, उहाँले नै जस्तो म यो गर्छु, म बाटो बनाउँछु, पुल बनाउँछु भनेर भन्नुहुन्छ होइन, अनि जनताले पनि पत्याउनुहुन्छ, विश्वास गर्नुहुन्छ। अनि यहीँ एउटा प्रश्न चाहिँ के रहन्छ भन्दाखेरि चाहिँ त्यो बाटो बनाउने, पुल बनाउने होइन, त्यो विकास निर्माणका काम गर्ने, त्यो जिम्मेवारी त, त्यो रोल्स एन्ड रेस्पोन्सिबिलिटी त उम्मेद्वारको अथवा त्यो नेताको हुन्छ कि उसले चाहिँ यो पैरवी गर्ने, नीति नियम बनाउने मात्रै हो? खासमा यसमा अलिकति दुविधा छ भन्ने खालको कुराहरू पनि आएको भएर यो प्रश्न सोधेँ मैले।
3: खासमा दुविधा चाहिँ हुनु नपर्ने थियो, हामीले त्यो काम गर्छु भनेर कमिटमेन्ट पनि नगर्नुपर्ने थियो। मेरो हिसाबले कुरा गर्दाखेरि चाहिँ मलाई के लाग्छ भने हामीले एउटा चाहिँ राज्यको संरचना बदल्ने हो। यो संघीय सांसद, प्रदेश सांसद भनेको चाहिँ प्रदेशभित्रको चाहिँ नि संरचनालाई बदल्ने हो, ऐन कानुन बनाउनेतिर ध्यान दिने हो, र संघीयमा चाहिँ संघको सिङ्गो राष्ट्रको चाहिँ कतिपय चाहिँ ऐन नियम कानुन र कतिपय विधिहरूले चाहिँ त्यसलाई अप्ठ्यारा पारेका छन् भने त्यो फुकाउने कामहरू हो। र सामाजिक आर्थिक सांस्कृतिक जनताका त्यो सामाजिक आर्थिक सांस्कृतिक पाटोहरूमा चाहिँ कहाँ कहाँ हामी हाम्रो चाहिँ नि प्लानिङ गर्नुपर्ने छ, कुन कुन योजनाले चाहिँ हामीलाई अप्ठ्यारो पारेको छ र कुन कुनलाई चाहिँ हामीले चाहिँ फुकाउनु पर्नेछ, र यो सिङ्गो संरचनालाई चाहिँ के गर्ने, र स्थानीय सरकारहरूलाई चाहिँ हामीले चाहिँ कसरी बाटो देखाउने, तिमी यो ठाउँमा यसरी यसरी तिमीले गर्नुपर्छ है भनेर बाटो देखाउने काम चाहिँ हाम्रो हो, र यो क्षेत्रमा सरकारले यो गरून् भनेर भन्ने काम हाम्रो हो। तर यो विकृतिलाई चाहिँ हामीले हल गर्न सकेका छैनौँ। यसको मुख्य कारण भनेको चाहिँ मुख्य राजनीतिक पार्टीहरूले नै, मुख्य राजनीतिक पार्टीका नेताहरू, शीर्षस्थ नेताहरूले नै यसलाई चिर्नु पर्थ्यो। हामी छोटा मोटा नेताहरूले चिरेर हुँदैन, कि शीर्षस्थ नेताहरूले नै बरु चुनाव क्षेत्र आफ्नो नलिएर, निश्चित चुनाव क्षेत्र नलिएर चाहिँ यसलाई चाहिँ हामी यस्तो सरकार निर्माण गर्छौँ, जस्तो कि हामीले यो कोभिडको बेलामा देख्यौँ खरिद ऐनले कति अप्ठ्यारो पार्दो रहेछ भन्ने कुरा हामीले यो कोभिडमा यति धेरै महसुस गरेका छौँ कि 177 रुपियाँको चाहिँ नि खाना चाहिँ मा चाहिँ चेन्ज गर्न नसक्ने होइन, 500 चाहिँ नि खाना बनाउन नसक्ने हामीले, अनि त्यसभित्र खुवाउँदाखेरि चाहिँ त्योभन्दा बढी खुवाउनु पर्ने डाइट, अनि त्यसभित्रबाट खुवाउँदा डाइट नपुग्ने, अनि बढी खुवाउँदा चाहिँ स्थानीय सरकारहरू चाहिँ नि भ्रष्टाचारको आरोपमा चाहिँ थुनिनु पर्ने, यो कस्तो विडम्बना। मैले एउटा मात्र उदाहरण दिएको, यस्ता कति छन् उदाहरणहरू, यस्ता कति छन् बाटो निर्माण, पुल निर्माणका, खरिद ऐनका विषयहरू, विविध खालका संरचनामा भएका समस्याहरू। मैले कस्तो छ त भन्दा यी कुराहरूलाई चाहिँ हामीले अझै पनि हल गर्न सकेका छैनौँ।
1: यहाँले भन्नुभएको चाहिँ जस्तो कुनै एकजना नेता चाहिँ चुनावमा भोट माग्न जानुहुन्छ भने म तपाईँको यो बाटो कालो पत्रे गरिदिन्छु भनेर उसले भन्यो भने त्यो उसले चाहिँ त्यो आश्वासन मात्रै दिए, उसको कार्यक्षेत्रभित्र पर्दैन त्यो विषय।
3: गर्यो भने पनि बेठीको कुरा गर्नुहुन्छ भने गर्न त उसले गर्छ, गर्ने नै त्यही हो, अहिलेसम्म कालो पत्रै गरेर हिँडेको छ सरकार। किनभने यो एउटा चाहिँ कस्तो भने यो पुँजीवाद र दलाल पुँजीवादको चरित्र भनेको के हो भने उत्पादन वृद्धि गर्ने होइन, उत्पादन वृद्धि गर्ने होइन कि विभिन्न कन्स्ट्रक्सन बनाउने हो, त्यहाँबाट नाफा लिने हो अनि देखाइदिने हो। त्यो दलाल चरित्रलाई हामीले कसरी चेन्ज गर्न सक्छौँ भन्ने यो अहिलेको चाहिँ राष्ट्रिय राजनीतिमा मुख्य समस्या यो हो। उत्पादन कसरी वृद्धि गर्न सक्छौँ, अहिलेको राष्ट्रिय राजनीतिमा हामीले चिन्तन गर्नपर्ने विषय यो हो, कसरी उत्पादन बढाउँछौँ, कसरी आयात निर्यातलाई व्यवस्थित गर्न सक्छौँ, कसरी आयातलाई घटाउन सक्छौँ, कृषि क्षेत्रमा के गर्न सक्छौँ, स्ट्राटेजिक प्लान कसरी गराएर जाने, यी यावत कुराकानी गर्नुपर्ने छ। स्वास्थ्य क्षेत्रमा पनि पब्लिक हेल्थसँग रिलेटेड कुराहरूलाई कसरी प्रचार गर्ने, कसरी क्रिएटिभ हेल्थमा मात्रै चाहिँ मेसिनरी र चाहिँ औषधि खुवाउने चाहिँ एउटा चाहिँ जीवित मेसिन मानव बनाउनबाट कसरी हल गर्ने, पर्यावरणको विषयमा कसरी हल गर्ने, यी यावत विषयहरू छन् जुन विषयलाई चाहिँ अहिलेको निर्वाचन प्रणालीले चाहिँ हल गर्दैन भन्ने लाग्छ मलाई। अहिलेको निर्वाचन प्रणालीले हल गर्दैन। एकातिर समानुपातिक र चाहिँ प्रत्यक्ष भनिएको छ, समानुपातिक दोस्रो दर्जाका जसरी महिलाहरूलाई दोस्रो दर्जा भनिएको छ त्यस्तै गरिकन समानुपातिकलाई दोस्रो दर्जा बनाइदिएका छन् नेताको। विगतमा चाहिँ केपी ओलीको सरकारमा हामी पनि थियौँ, नेकपा थियौँ, त्यही बेलामा चाहिँ एउटा सामान्य बजेटको चाहिँ विन्यास गर्दा समेत प्रत्यक्ष निर्वाचितलाई चाहिँ 6 करोड 4 करोड दिएर उहाँहरूको तजबिजमा चाहिँ समानुपातिक निर्वाचन प्रणालीबाट आएकाहरूलाई चाहिँ हात थाप्ने भिन पाउने म भेकमगुवा बनाइदिनुभयो। भनेपछि कस्तो चुनावी प्रणालीमा हामी गयौँ त, एउटै चुनावी प्रणालीमा पनि प्रत्यक्ष र समानुपातिक गराएर त्यहाँभित्र डिबेट र क्लास बनाइदिएर चाहिँ के अरे सांसद पनि ए ग्रेडको र बी ग्रेडको बनाइदिने काम पनि भयो।
1: एउटै सिस्टममा वर्ग विभाजन गरियो जसले चाहिँ कन्फ्लिक्ट ल्यायो,
3: वर्ग विभाजन, किनभने नेपालमा त वर्ग विभाजन गर्न धेरै जानेका छन्। यो त वर्ण व्यवस्थामा आधारित समाज हो यो नेपाल त, होइन, बाहुन भित्र पनि उपाध्याय भित्र फेरि जैसी, त्यसपछि क्षेत्री शूद्र दलित भित्र पनि कामी ठुलो कि सार्की ठुलो कि परियार ठुलो, यस्तो विभाजन गरेको समाजमा चाहिँ समानुपातिक प्रणाली र शुद्ध हाम्रा नेपालका राजनीति पार्टीले विभाजित गरिदिए नेताहरूले, होइन, भन्न खोजेको यो कुरालाई हल गर्ने हो भने अब चाहिँ पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा चाहिँ नगइकन हामी जस्ता जनताहरू र अनि त्यसपछि चाहिँ एक खालका नेतृत्वहरूले चाहिँ यसलाई बुझाउन सक्ने एउटै उपाय हो पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा। जब पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान्छ त्यो चाहिँ के हो त भन्दा पार्टीले दिएको एजेन्डामा काम गर्न र नीति बनाउन जाने हुन्छ, अनि म यस्तो गरिदिन्छु उस्तो गरिदिन्छु भनेर पैसा पनि खर्च गर्ने धाक पनि लगाउने र एक खालका चाहिँ नि पुँजीपतिहरूले जो पार्टी कब्जा गर्न खोजेका छन्, एक खालका ठेकेदारहरूले जो पार्टी कब्जा गर्न खोजिराखेका छन् त्योबाट पनि के हो त भन्दा मुक्त हुन्छ र ठिक ठाउँमा जान्छ भन्ने लाग्छ।
1: हामीसँग पुष्कर थापा हुनुहुन्छ, दैलेखबाट फोन गर्नु भएको छ। पुष्करजी, नेपाल चौतारीमा स्वागत छ यहाँलाई।
4: नमस्कार, आजको अस्ति नमस्कार छ।
1: हजुर, तपाईँको प्रश्न विचार के छ राखिदिनुस्
4: भने, नेकपा माओवादी केन्द्रले शिक्षा क्षेत्रमा कस्ता एजेन्डाहरू लिएर गएको छ मेरो प्रश्न यति नै।
1: शिक्षा क्षेत्रमा कस्तो एजेन्डा लिएर गएको छ जान लागिरहेको छ भन्ने प्रश्न यहाँको। हस्, धन्यवाद।
3: हामीले चाहिँ नेकपा माओवादीको शिक्षा क्षेत्रमा चाहिँ हाम्रो पहिल्यैदेखि के हो त भन्दा निजी क्षेत्रलाई चाहिँ प्रोत्साहन नदिने र सार्वजनिक विद्यालयहरूलाई विशेष ग्राह्यता दिने र अर्को कुरा चाहिँ निशुल्क शिक्षामा चाहिँ हामीले विधेयक पनि पारित गरिसकेका छौँ शिक्षा स्वास्थ्य समिति र यो मौलिक अधिकारभित्र पर्ने हाम्रो दायित्वभित्र हामीले 54 पछि म आफै पनि सांसद भइसकेपछि चाहिँ निशुल्क शिक्षा सम्बन्धी हामीले विधेयक पारित गरेका छौँ र त्यसमा चाहिँ के हो त भन्दा आधारभूत उच्च शिक्षासम्म चाहिँ निशुल्क शिक्षा हुनुपर्ने, त्यो पनि दलित त्यसपछि सीमान्तकृत अनि के अरे गरिबहरू र एउटा क्याटेगोरी बनाएर जो चाहिँ नि समावेशी क्याटेगोरी छ त्यसभित्रका चाहिँ उत्पीडित समुदायहरूलाई चाहिँ निशुल्क शिक्षा चाहिँ दिने भनेर चाहिँ हामीले त्यो चाहिँ शिक्षा क्षेत्रमा चाहिँ अगाडि बढिएको छ, एउटा त्यो नै हो। र दोस्रो चाहिँ सामुदायिक स्कुल र के अरे प्राइभेट स्कुलको चाहिँ कम्तीमा गुणस्तरलाई चाहिँ नि कम गराउने, जस्तो अहिलै चाहिँ नि प्राइभेट स्कुललाई बन्द गर भन्यो भने चारैतिरबाट एकातिरबाट करको समस्या, अर्कोतिरबाट चाहिँ जनताबाटै विद्रोह हुने समस्या हुन जान्छ र एकैचोटि बन्द गर भन्नुभन्दा पनि खर्च गरेर प्राइभेट स्कुलमा हामीले किन पठाउँछौँ बच्चाहरूलाई भन्दा गुणस्तरीय छ भन्ने एउटा भ्रम पनि छ, सत्यता पनि छ त्यसभित्र। त भनेपछि हामीले सरकारी स्कुललाई नै कसरी हामीले चाहिँ गुणस्तरीय बनाउन सकिन्छ, कसरी चाहिँ व्यवस्थित गराउन सकिन्छ भन्ने योजना अन्तर्गतै प्राइभेट स्कुलहरूलाई कर वृद्धि गराइदिने, त्यसपछि सरकारी स्कुललाई चाहिँ फेसिलिटी बढी गराइदिने, त्यसो भइसकेपछि चाहिँ हाम्रो चाहिँ बिस्तारै चाहिँ प्राइभेट स्कुल चाहिँ खारेजी हुँदै जान्छ र सरकारी स्कुलले व्यवस्थित अगाडि बढाउन सक्छ। र मुख्य कुरा चाहिँ अहिले चाहिँ प्राविधिक शिक्षा क्षेत्रमा चाहिँ प्राविधिक विषयलाई विशेष ध्यान दिएको छ यसपालि, किनभने हामीले यो सरकारमा हुँदाखेरि पनि हामीले थुप्रै प्राविधिक स्कुलहरू विश्वविद्यालयहरू बनाउने प्रयत्न गऱ्यौँ र मेडिकल कलेजहरू पनि हामीले सातै प्रदेशमा चाहिँ सरकारी संयन्त्र अन्तर्गत बनाउने, प्राइभेटाइजेसनलाई चाहिँ कम गराउने भन्ने कुरा नै गऱ्यौँ हामीले। अनि कृषि क्याम्पसहरू पनि व्यवस्थित ढङ्गले खुलेका छन् र सिटिभिटीभित्र परम्परागत सिप भएकाहरूको पनि एउटा सिटिभिटी अन्तर्गत चाहिँ एउटा चाहिँ नि के अरे पेडागोजी बनाएर पाठ्य पुस्तक बनाएर हामीले व्यवस्थित गराएर लिएर जाने भन्ने कुरा पनि गरेका छौँ। र हामीले चाहिँ नि संसारभरको यो विश्वविद्यालयहरू, जस्तो कि अहिले हामीले योगमाया विश्वविद्यालयलाई विस्तार गरेका छौँ, जो चाहिँ नेपालमा आयुर्वेदिक वैकल्पिक चिकित्सा क्षेत्रमा चाहिँ पश्चिम भन्दा चाहिँ पूर्वीय दर्शनमा चाहिँ व्यवस्थित थियो, र त्यसलाई पनि कसरी शिक्षा शैक्षिक त्यसलाई चाहिँ एउटा प्रणालीमा ढालेर त्यो आयुर्वेदलाई चाहिँ हामीले नेपालमा चाहिँ व्यवस्थित शैक्षिक प्रणाली अन्तर्गत विश्वविद्यालय अन्तर्गतै ढालेर हाम्रो नेपालमा चाहिँ रिसर्च गर्ने, जस्तो गुर्जो खानुहुन्छ कि हुँदैन, बेसार खानुहुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ बोलिदिँदाखेरि चाहिँ एउटा हाँसोको विषय बन्छ, अनि त्यही विषय चाहिँ रिसर्च गर्यो भने चाहिँ त्यसले प्रमाणित हुन्छ, अनि रिसर्च गर्दैन भने चाहिँ अहिलेको बच्चाहरूले चाहिँ त्यो चिजलाई मान्दैनन्, अहिलेको युवाहरूलाई त्यो चिजले मान्दैनन्। कति मात्रा खुवाउने त मेरै बच्चाले भन्छ, त्यो मात्राको बारेमा तपाईँले बुझ्नु भएको छ, रिसर्च गर्नु भएको छ भन्छ नि, चिजहरू धेरै छन् हामी, त्यसलाई के हो त भन्दा त्यसलाई चाहिँ
1: व्यवस्थित गर्दै लानुपर्छ र
3: लैजान पाएका छैनौँ हामीले। यस्ता चिजहरू धेरै छन् शिक्षा क्षेत्रहरूमा गर्नुपर्ने, हामीले कामहरू पनि धेरै छन्। अनिवार्य शिक्षालाई चाहिँ हामीले कसरी लैजाने भन्ने हामीले विधेयक पनि पास गर्यौँ कि बच्चाहरूलाई स्कुल नपठाउने र पटक पटक भन्दाखेरि पनि बच्चाहरूलाई चाहिँ आधारभूत स्कुलमा सुद्ध नपठाउने अभिभावकहरूलाई चाहिँ कस्तो दण्ड सजाय दिने अथवा उनीहरूलाई कसरी अवेर गराउने भन्ने सुद्धा हामीले विधेयकमा चाहिँ लेखेका छौँ।
1: हजुर, हामीसँग अर्को सहभागी हुनुहुन्छ, उषा ढुङ्गाना अछामबाट हुनुहुन्छ। उषाजी, नेपाल चौतारीमा स्वागत छ यहाँलाई।
5: हजुर नमस्कार, अनि अतिथिजीलाई पनि नमस्कार।
1: हजुर, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस् न।
5: हजुर, मेरो प्रश्न यस प्रकारका, राजनीतिक दलहरूले आफ्नो दर्शन विचारधारा कार्यक्रम र आफूले प्रतिनिधित्व गरेको पक्षको उद्देश्यहरू पूरा गर्न राजनीतिमा प्रतिस्पर्धा गर्दछन्। सामाजिक स्वार्थ, मत र विचारको संग्रह, राजनीतिक संचार, नागरिक शिक्षा, वैकल्पिक नीतिहरूको प्रस्तुति र राजनीतिक अधिकृतहरूको नियुक्ति दलहरूले गर्ने महत्त्वपूर्ण कार्यहरू हुन्। तैपनि राजनीतिक दलहरू किन व्यक्तिगत स्वार्थ पुरा गर्ने मात्र काम गरिरहेका छन्? नेकपा माओवादीले चाहिँ आफूले गर्नुपर्ने कार्यहरू गरिरहेको छ कि छैन, सबैले कस्ता कार्यहरू गरिरहेको छ?
1: हस्, धन्यवाद। उषा ढुङ्गाना हुनुहुन्थ्यो अछामबाट, म अर्को एकजना सहभागी पनि आउनु भएको छ, उहाँको पनि कल लिन्छु। नवीन गिरी हुनुहुन्छ पाल्पाबाट। नवीनजी, नेपाल चौतारीमा स्वागत छ यहाँलाई।
6: हजुर, धन्यवाद।
1: तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्। हामीसँग अञ्जना विसङ्गी हुनुहुन्छ, नेकपा माओवादी केन्द्र सदस्य।
6: सभासदलाई पनि नमस्कार है मेरो तर्फबाट। मेरो प्रश्न के छ भन्दा, जस्तो कि यो अपाङ्गता भएका व्यक्तिहरूको परिचय पत्रलाई परिवर्तन गर्ने भन्ने एउटा परिपत्र पठाउने भन्ने कुरो भएको थियो, अहिलेसम्म पठाइएको छैन, यसलाई माओवादी केन्द्रले कसरी हेरिरहेको छ? मेरो प्रश्न है।
1: हस्, धन्यवाद। उषा ढुङ्गाना अछामबाट हुनुहुन्थ्यो, त्यसै गरी नवीन गिरी पाल्पाबाट हुनुहुन्थ्यो। अञ्जनाजी,
3: अब उषा ढुङ्गानाजीको विषय चाहिँ जस्तो
1: व्यक्तिगत स्वार्थको कुरा गर्नुभएको थियो उहाँले,
3: त्यही त व्यक्तिगत स्वार्थको कुरा गर्नुभयो हो। व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्नको निमित्तै राजनीतिक पार्टी निर्माण गरेका हौ। सुरुवातमा हामीले हाम्रो चाहिँ व्यक्तिगत स्वार्थलाई लिएर बस्यौँ भने हामीले हाम्रो स्वार्थ पनि पुरा गर्न सक्दैनौँ, सामूहिक स्वार्थलाई अगाडि बढायौँ भने स्वतः हाम्रो व्यक्तिगत स्वार्थ पुरा हुन्छ भन्ने राजनीतिबाट प्रेरित भएर म राजनीतिक आन्दोलनमा हिँडेको हो। मेरो कुरा गर्नुहुन्छ भने हाम्रो सिद्धान्त नै त्यही थियो कि म व्यक्ति बन्छु भन्यो भने बन्दैन, तर म देश बनाउँछु भन्यो भने म स्वतः बन्छु। त्यसकारण यो सिद्धान्तलाई हामीले लागू गर्नुपर्छ। मेरो आमा बुवाप्रति मेरो माया होला, तर मैले चाहिँ यदि देश बनाइनँ भने मेरो आमा बुवाले पनि खान पाउनुहुन्न भनेर हामीले बच्चा बच्ची आमा बुवा सबै छोडेर हिँडेका हौ।
7: राजनीतिको आन्दोलनमा र हामीले 30 वर्ष गुजारिसकेका छौँ र हामीले व्यक्तिगत हिसाबले चाहिँ म यस्तो गर्छु भनेर व्यक्तिगत हिसाबले हामीले धेरै काम गर्न पनि पाएनौँ, हामीले इभन चाहिँ आफ्नै अध्ययन पनि राम्रोसँग गर्न पाएनौँ, त्यो इतिहास हामीसँग छ जस्तो लाग्छ, सम्पूर्ण राजनीतिक पार्टीका नेताहरूसँग छ त्यो। तर जब हामीले त्यो मुभमेन्टलाई छोडेर जब हामी एउटा सत्ता सञ्चालनको प्रक्रियामा आउँछौँ त्यसपछि चाहिँ बिस्तारै हाम्रा स्वार्थहरू चाहिँ हामीले बिर्सिएका हौँ कि बिर्सिन लगाइएको हो कि त्यो प्रणालीले त्यो गरेको हो कि त्यो चाहिँ एक प्रकारले भन्दाखेरि के हो भने हामी अलिअलि असफल हुन पुग्या हो कि जस्तो हामीलाई फिल भएको छ, यो म आत्मस्वीकार गर्छु। तर के पनि हो भने जनता र जनताको चेतना र नेताको चेतना स्तरमा चाहिँ ग्यापिङ भयो भने र जनताको चेतना स्तर र नेताको चेतना स्तरको बीचमा चाहिँ समन्वय भएन भने जनता र नेताको बीचमा चाहिँ आलोचनात्मक प्रणालीको विकास भएन भने पनि यो चिजले चाहिँ के हो त भन्दा घर गर्दो रहेछ, कस्तो जनताको बीचमा कस्तो नेता उत्पादन हुन्छ। त्यसैले गर्दा के हो भने हामीलाई चाहिँ ठिक ठाउँमा पुर्याउने काम पनि जनताकै हो, हामीलाई ठिक ढङ्गले चाहिँ नि मूल्याङ्कन गरेर हामीलाई पुरस्कार दिने हो कि दण्ड दिने काम पनि जनताकै हो। तर त्यो अलि जनता पनि उदासीन भयो कि भन्ने चाहिँ मेरो जनताप्रति नै प्रश्न छ। हामीले भनिराखेका छौँ कि हामी राम्रा मान्छे चुनेर पठाउँ भनिराखेका छौँ, तर चुनेर जाने बेलामा पनि पैसा भएका राजनीतिक आन्दोलनमा मेहनत गरेर आनन्द साथ एउटा कोठामा बसेका नेतालाई चुन्दैनन्। त्यसको कस्तो स्ट्यान्डर्ड लिभिङ स्ट्यान्डर्ड छ, उसले कति गाडी घोडा लिएर हिँड्छ, कति वरिपरि मान्छे राख्न सक्छ, होइन कस्तो हाइफाई र शानले हिँड्या छ, त्यो नेतालाई चाहिँ चुनेर पठाइदिन्छन्।
1: व्यक्तिगत स्वार्थको कुरा गर्दा त्यो नेतामा मात्रै होइन मतदाता अथवा जनतामा पनि त्यो
7: मतदातामा पनि छ। किन त हामीले चाहिँ नि ठेकेदारहरूलाई चाहिँ चुनावमा जितेर पठायौँ, यो प्रश्न मलाई अहिले जनतालाई गर्न मन लागेको छ। मलाई जनताले त हामीलाई धेरै प्रश्न गर्नुभयो, किन हामी महिला उम्मेद्वार जित्दैनौँ, किन हामी दलित उम्मेद्वार जित्दैनौँ, किन हामी गरिब उम्मेद्वार जित्दैनौँ, किन हामी यस्ता उम्मेद्वार जित्दैनौँ जसले चाहिँ हाइफाई गरेर चाहिँ ठुलो चाहिँ पजेरो स्कार्पियो चलाएर हिँड्न सक्दैन।
1: मुद्दा एकातिर पैसा र पावर छ भने चुनाव जितिन्छ भन्ने खालको
7: पार्टीभित्रैको मान्छे हुन त कतिपय अब कुनै ठाउँमा देखाइदिनु भएको छ स्थानीय चुनावमा जनताले। तर मलाई के लाग्छ भने एउटा आइडियोलोजी बोकेका नेताहरू चाहिँ पार्टीभित्र प्रशस्त छन् त्यो स्वतन्त्र उम्मेद्वार भन्दा दर्जनौ छन्। ती मान्छे किन अगाडि आउन सकेनन् त, दर्जनौ छन्। हामीले स्वतन्त्र उम्मेद्वारको अहिले चाहिँ एकदम धेरै कुरा गरिराखेका छौँ, त्यो स्वतन्त्र उम्मेद्वार भन्दा पार्टीभित्रमै रहेर पार्टीभित्र पनि अलिअलि किचिएर बसेका, पार्टीभित्र पनि अलिअलि टाइफाई नदेखाइकन बसेका, जनताको पक्षमा लड्ने थुप्रै नेताहरू छन्।
1: मैले एउटा कुरा सम्झेँ यहाँले,
7: पार्टीभित्र पनि तिनलाई किन पार्टीभित्रबाट पनि भएका तिनी राम्रा पात्रलाई किन चाहिँ नि जनताले चाहिँ नहेरेका होलान्,
1: अन्जनाजी मैले यहाँ एउटा
7: कुरा
1: सम्झेँ,
7: नबुझेका होलान्।
1: एउटा कुरा चाहिँ मैले यहाँलाई सोध्न चाहेँ अथवा सम्झेको कुरा चाहिँ, जस्तो अहिले मुद्दाकै कुरा गर्दा यहाँले स्वतन्त्र उम्मेद्वार गर्ने कुरा गर्नुभयो, पुष्पकमल दाहाल प्रचण्डले नै एकजना स्वतन्त्र उम्मेद्वारलाई हाम्रो मुद्दा बोकेर तपाईँ जानुभयो त्यही भएर तपाईँले जित्नुभयो भन्ने गरेको हामीले सुनेका थियौँ, होइन। सो यो मुद्दा चाहिँ हामीले यो प्राथमिकीकरणमा गर्न नसकेको हो अथवा यसमा किन ग्याप भयो भन्ने प्रश्न चाहिँ अहिले आउन थालेको छ, यहाँलाई पनि जोड्नुभयो प्रसङ्ग, चुनौती पनि होला।
7: मैले भन्छु जस्तो मुद्दाको विषयमा, जस्तो मुद्दाको कुरा गर्दाखेरि संघीयताको मुद्दा सबभन्दा पहिला कसले ल्यायो, मुद्दाको कुरा गर्दाखेरि महिलालाई मुख्य पदहरूमा चाहिँ महिलाहरू चाहिँ आउनुपर्छ र दलितहरूको निमित्त चाहिँ सम्पूर्ण दलितहरूको निमित्त ओडाबाट उठाउनुपर्छ भन्ने कसको सरकारको पालामा आयो, प्रचण्डको नेतृत्वको सरकारको पालामा निर्माण भएको हो नि त्यो के विषय त 3,000-6,000 महिलाहरू चाहिँ अहिले फिल्डमा चाहिँ नि दलित महिलाहरू हुनुहुन्छ नि जसले आवाज उठाउनु भएको छ कि हामीलाई यहाँनिर छुवाछुत भयो भनेर, ती विषय मुद्दा कसले उठाएको, त्यो मुद्दा चाहिँ के हो त भन्दा मुद्दा उठाएको कुरा त जनताले त ड्याम केयर आजको भोलि नै बिर्सिँदो रहेछ। खालका मैले जनता देखेको छु। एउटा चाहिँ के भने पार्टी प्रति लिप्त हुने जनता, त्यो पार्टीमा चाहिँ कसलाई चाहिँ कसले चाहिँ नि के गरेको छ त भन्दा कसको मैले पार्टी सदस्यता लिएको छु चुप्प लाग्छ त्यो जनता, फलानुले यस्तो काम गर्यो नि भन्दा चुप्प लाग्छ, चुप्प लागेर सुन्छ सुन्छ सुन्छ सुन्छ अनि आफ्नै पार्टीमा गएर भोट हाल्छ। एउटा यस्ता खाले जनता छन्। अर्को यस्ता खाले जनता हुनुहुन्छ कि जसले बुझ्नुहुन्छ होइन, तर बुझ्नुहुन्छ आइडियोलोजीमा बायस, राजनीति गर्न हुन्न भन्ने कुरा चाहिँ बुझ्नु भएको छ एक खाले मान्छेहरूले चाहिँ। यस्ता पोलिटिक्स गर्ने आइडियोलोजी गर्नेहरूलाई चाहिँ नि कहाँबाट यो फरक ढङ्गको पार्टी नै नबुझ्या मान्छे, आन्दोलनै नबुझ्या मान्छे आओस् न हामी हालिदिन्छौँ भन्ने छ एउटा अति फेरि। भनेपछि कस्तो छ भने कतिपयले फेरि बुझेका पनि छन्। अब यो सबैको कमी कमजोरी चाहिँ के हो भने हाम्रो पनि होला, हाम्रा हामीले पनि हाम्रो कुराहरू बुझाउन नसकेको होला, हामीले पनि हाम्रो ढङ्गले चाहिँ हिँड्न नसकेको होला। एउटा राजनीतिक आन्दोलनमा लागेकाहरूलाई जसले निजी व्यवसाय गर्दैन धेरै, जसले चाहिँ निजी ढङ्गले चाहिँ जिन्दगीभर कुनै व्यवसाय गरेन, अब त्यो मान्छे चाहिँ जनताको समक्ष आएर म यो काम गर्छु भन्दाखेरि त्यो मान्छेले चाहिँ त्यो मान्छेको धेरै थरी नपुग्छ होला, पुग्दैन होला। तर अब त्यो त्यसको आधारमा चाहिँ उसले जनताको काम कसरी गरिराखेको छ, यसलाई चाहिँ जनताको प्रतिनिधित्वको रूपमा लैजाउँ भन्ने कुरा चाहिँ सोच्दाखेरि त्यहाँनिर तिन चारवटा ब्यारियरहरू आउन सक्छन्। एउटा ब्यारियर भनेको चाहिँ एउटा सिङ्गो विश्व अहिले कतातिर ढल्किरहेको छ त भन्दा इन्डिभिजुअलिजममा छ। तपाईँ देखिराख्नु भएको छ कि व्यक्तिको एउटा सानो मुद्दामा व्यक्तिको पछाडि हिँडिरहेको छ, सिस्टम संरचना चाहिँ जस्ताको तस्तै छ। अहिले हामी नेपालमा देखिराखेका छौँ कि सानो एउटा मुद्दा

0: संरचना बनेकै छैन, नीतिगत संरचना हामीले अझै बनाउन बाँकी छ। त्यसकारणले गर्दा अझै पनि बाँकी छ कि संरचनाको निमित्त सचेत भएर अगाडि बढ्नै बाँकी छ नेपालमा।
1: हजुर, अब हामीसँग समय अलिक, हामी कार्यक्रमको अन्तिम अन्तिमतिर पनि आउन लागिसकेका छौँ। हामीसँग दुईजना सहभागी पनि हुनुहुन्छ। अघि नवीनजीले अपाङ्गताको प्रश्न पनि सोध्नु भएको, त्यसमा पनि जोडौँला। म दुईजनाको प्रश्न लिइहाल्छु।
0: हामीले शिक्षा, एउटा त अपाङ्गताको कुरा गर्दाखेरि नेकपा माओवादी केन्द्र सबैभन्दा अपाङ्गता भएको, कृत्रिम ढङ्गले जो जनयुद्धमा लागेर पनि अपाङ्गता भएकाहरूको संख्या चाहिँ भारी मात्रामा चाहिँ हाम्रै पार्टीभित्र छन्, जसले गर्दा हामीले अपाङ्गतालाई चाहिँ विशेष संवेदनशील ढङ्गले हेरी पनि राखेका छौँ र हामी गरी पनि राखेका छौँ र गर्छौँ भन्ने पनि छ। अहिले पनि के हो त भन्दा अपाङ्गताको क्याटेगोरी हाम्रै सरकारले को पालामा हामीले अपाङ्गताको क्याटेगोरी बनायो, क ख ग घ बनाएर एउटा क्याटेगोरी बनाएको छ। त्यो क्याटेगोरीमा रहेर चाहिँ के हो त भन्दा उहाँहरूलाई चाहिँ हरेक सुविधाहरू, शिक्षाको, स्वास्थ्यको, अनि त्यसपछि रोजगारीको, यो सुविधासँग जोडेर र भत्ताको सुविधासँग जोडेर पनि हामीले चाहिँ यसलाई अगाडि बढाइरहेका छौँ। अहिले पनि हाम्रो कुरा के छ भने अपाङ्गता भएका, जटिल अपाङ्गता भएकाहरूलाई चाहिँ सरकारले चाहिँ कम्तीमा पनि 10-15 हजार चाहिँ नि मिनिमम के अरे भत्ता दिएर चाहिँ अगाडि बढाउनुपर्छ। र के हो त भन्दा अपाङ्गता भएकाहरूलाई चाहिँ निशुल्क शिक्षा र निशुल्क स्वास्थ्य उपचारको निमित्त त हामीले चाहिँ नि एन कानुन बनाएकै छौँ र त्यसलाई चाहिँ व्यवस्थित ढङ्गले लागू गर्नुपर्छ। र अपाङ्गताभित्रको पनि उसको आफ्नो कुन क्षेत्रमा आफूले चाहिँ विशेष अब फरक क्षमता पनि भन्ने गरिन्छ अपाङ्गतालाई, त्यो फरक क्षमता भएकाहरूलाई पनि कहाँ कहाँ चाहिँ नि रोजगारीको व्यवस्था चाहिँ सिर्जना गर्न सकिन्छ भन्ने कुरामा पनि प्रायोरिटी दिएर एन कानुन बनिसकेका छ। त्यो एन कानुनलाई पनि लागू गर्ने र अझ चाहिँ त्यसलाई चाहिँ सेवा सुविधामा चाहिँ वृद्धि गराएर लिएर जानुपर्छ भन्ने कुरा छ हाम्रो।
1: हजुर, हामी कार्यक्रमको अन्त्यमा छौँ। हामीसँग दुईजना सहभागी त आइसक्नु भएको छ। गङ्गी अधिकारी हुनुहुन्छ दैलेखबाट, त्यसै गरी कृष्ण अधिकारी नेपालगञ्जबाट हुनुहुन्छ। उहाँको विचार चाहिँ म छोटोमा लिन्छु अनि त्यस पछाडि हामी कार्यक्रमको अन्त्यमा हुन्छौँ। गङ्गीजी, यहाँलाई स्वागत छ।
2: धन्यवाद आजको पाहुनालाई, नमस्कार।
1: तपाईँको प्रश्न विचार के छ, छोटोमा राखिदिनुहोस्, हामीसँग समय कम छ।
2: हुन्छ, मेरो प्रश्न रहेको छ, सबै पार्टीहरूले आफ्नो आफ्नो उद्देश्य अनुसार चल्नु भएको हुन्छ, नचलेको मान्छे त कुनै मान्छे नि कुनै पार्टी पनि हुँदैन, तर पनि यस्तो गरेका छन्, फलाना गरेका छन्, हलाना गरेका छन् भनेर सबैले आफ्नो तर्क दिनुहुन्छ र जनतालाई आशा देखाउनुहुन्छ, गर्छौँ भन्ने त सबै व्यक्तिहरू हुनुहुन्छ। त्यही भएर चाहिँ माओवादीले चाहिँ अथवा माओवादीले चाहिँ अपाङ्गता भएकालाई जोड दिएका छन् भन्नुभएको छ, तर पनि अपाङ्गता भएका व्यक्तिहरूले चाहिँ सेवा सुविधा पाएका छैन। सबै पार्टीहरूले भन्नुहुन्छ अपाङ्गता भएका धेरै व्यक्तिहरू हुन्छ,
1: सेवा सुविधा पाइएन, पाइएको छैन त्यो भन्ने कुरामा मात्रै सीमित रह्यो भन्नुभयो। यहाँले यहाँको प्रश्न विचार त्यस्तो रह्यो भन्ने मैले बुझेछु। म अर्को सहभागी पनि लिइहाल्छु। कृष्ण अधिकारी नेपालगञ्जबाट हुन्छ। कृष्णजी, यहाँलाई नेपाल चौधरीमा स्वागत छ।
3: हजुर, नमस्कार।
1: तपाईँको प्रश्न विचार के छ, छोटोमा राखिदिनुहोस्, हामीसँग समय सकिन लागिसकेको छ।
3: हाम्रो सबै नेताहरूले चाहिँ अब के कुरा गर्छ भने कुरा चाहिँ मिठा गर्नुहुन्छ होला। अब मैले माओवादीको आज कमरेड हुनुहुन्छ, उहाँलाई नि उहाँले आफ्नो जुन लडाकुहरू छ नि त्यसलाई ठिकै काम गर्नुभयो, उहाँले कुरा चाहिँ मिठा गर्नुहुन्छ। मलाई तिनवटा ठिकै काम गर्नुभयो, मलाई सुनाइदिनु पर्यो।
1: हस्, प्रश्नको लागि धन्यवाद। अञ्जनाजी, उहाँ दुईजना सहभागीको पनि प्रश्न विचारलाई लिँदै अब हामीसँग समय थोर छ, यहाँले यसलाई चाहिँ सम्बोधन गरिदिनु।
0: प्रश्न सोध्ने सम्पूर्ण मित्रहरूलाई धन्यवाद दिन चाहन्छु। मैले तिन चार चारवटा मात्रै होइन, तिनवटा होइन, यहाँ भन्यो भने धेरै हुन्छ होइन। म 5 वर्षको सांसद भएँ, 5 वर्ष सांसद भइसकेपछि मैले शिक्षा स्वास्थ्य समितिबाट मैले 5-7 वटा 8 वटा विधेयक पारित गरेको छु। त्यो विधेयक तपाईँहरूले पढ्नु होला, महिलाहरूको सुत्केरी सम्बन्धी विधेयक, यो शिशु मातृ शिशु सम्बन्धी विधेयक हेर्नु होला, त्यहाँ महिलाहरूलाई कति कति सुविधा दिएको छ। मैले यो धेरै भन्न सक्दिनँ, तपाईँहरूको समय छैन। अर्को हामीले जनस्वास्थ्य सम्बन्धी विधेयक पारित गरेका छौँ। जनस्वास्थ्य सम्बन्धी विधेयकमा चाहिँ हामीले के गरेका छौँ त भन्दा नेपालका राजनीतिक पार्टीदेखि लिएर कसैलाई पनि सरकारी हस्पिटलभन्दा बाहेक कहीँ उपचार गरेका छ भने पैसा नदिनु भनेका छौँ हामीले, र हामीले सरकारी हस्पिटललाई व्यवस्थित गर्नुपर्छ भनेका छौँ। निशुल्क स्वास्थ्य सम्बन्धी शिक्षा सम्बन्धी हामीले विधेयक पारित गरेका छौँ। त्यहाँ अपाङ्गता, दलित, महिलाहरूदेखि लिएर चाहिँ गरिब निम्न स्तरका भएकाहरूलाई चाहिँ उच्च शिक्षासम्म चाहिँ हामीले चाहिँ निशुल्कताको विधेयक पारित गरिदिएका छौँ। त्यो विधेयकमा चाहिँ हामीले के पनि भनेका छौँ भने त्यहाँभित्र चाहिँ के हो त भने प्राविधिक शिक्षासँग सम्बन्धित विषयदेखि लिएर अन्य विषयहरू पनि हामीले पारित गरेका छौँ। अर्को कुरा हामीले चाहिँ

0: चिकित्सा शिक्षा सम्बन्धी विधेयक हामीले नै पारित गरेका हौँ र त्यो चिकित्सा शिक्षा सम्बन्धी विधेयकमा चाहिँ पहिला 40-50 लाखसम्म चाहिँ नि करोडसम्म लिने चाहिँ र अनि अर्को कुरा चाहिँ मेरिट बेसमा नगरेर जसले पैसा धेरै दिन्छ त्यसलाई चाहिँ नि मेडिकल कलेजहरूले चाहिँ जो उपचार गर्ने के अरे भर्ना गर्ने गरेका थिए तिनीहरूलाई पनि हामीले निश्चित गरेर त्यो विधेयक पारित गरेका छौँ। त्यो विधेयक पनि पढ्नु होला र हामीले हाम्रो क्षेत्रमा भएका कोभिडसँग सम्बन्धित विषयहरूमा हामी अनुगमन गरेर हामीले सरकारलाई चाहिँ के अरे कोभिडमा चाहिँ हामीले सबै लगभग 7-8 चाहिँ प्रदेश म आफै पनि कोभिडमा चाहिँ मुख्य बनेर काम गरेका थिएँ 7-8 प्रदेशहरू डुलेर हामीले चाहिँ नीतिगत रूपमा पनि उहाँहरूलाई चाहिँ बुझाएका छौँ र हामीले कोभिडको अनुगमन गरेर यो चाहिँ ल्याबहरू सञ्चालन गर्ने विषयमा चाहिँ अहिले व्यवस्थित ल्याबहरू पनि छन् सेन्ट्रल ल्याबहरू पनि चलिरहेका छन् र मेरो आफ्नै नेतृत्वमा पनि मैले सुरेश वाग्ले क्यान्सर हस्पिटलको चाहिँ 8 वर्षदेखि चाहिँ सञ्चालनमा आएको थिएन त्यो छिटै सञ्चालन हुनुपर्ने थियो कालो सूचीमा राख्ने भन्ने थियो तर हामीले कालो सूचीमा नराखौँ 1 वर्षलाई चाहिँ म्याद दिउँ र त्यसलाई सञ्चालन गरौँ भने मैले हामीले मेरो नेतृत्वमा चाहिँ 5 सदस्यीय सञ्चालन के अरे 3 सदस्यीय समिति बनाएर हामीले 5 दिनमा रिपोर्ट तयार गरेर अहिले क्यान्सर हस्पिटल सञ्चालनमा आएको छ। तपाईँ क्यान्सर अब नेपालमा चाहिँ काठमाडौँभित्र टिचिङ हस्पिटलभित्र क्यान्सर चाहिँ उपचार गराउन सक्नुहुन्छ जनताहरूले र हामीले चाहिँ हाम्रो बाटो निर्माणको कुराहरू हाम्रो थिएन तर हामीले आफ्नो क्षेत्रमा
1: गर्नुपर्ने धेरै छन्। अब चुनाव पनि आउँदैछ, चुनावी एजेन्डाहरू
0: गर्नुपर्ने कामहरू धेरै छन्। हामीले के अरे छुवाछुत सम्बन्धी विधेयक पारित गरेका छौँ तपाईँहरूलाई। पहिला छुवाछुतमा चाहिँ के थियो त भन्दा धनीहरूले चाहिँ छुवाछुत गरे भने पनि 50,000 तिरेर जेल जानुपर्ने थिएन। अहिले हामीले दुइटै बनाइदिएका छौँ। यदि छुवाछुतको विषय गम्भीर आयो भने धनी मान्छे चाहिँ जेल नजाने, गरिब मान्छे जेल जाने हुनु हुँदैन, त्यो दुइटै हुनुपर्छ।
1: त्यो चाहिँ हामी थप विषयमा फेरि छलफल गर्ने
0: नै छ। उत्पीडित समुदायको निमित्त पनि लागू गर्नुपर्छ भनेर हामीले भनेका छौँ। अपाङ्गता सम्बन्धी त्यस्तै गरेका छौँ। हामीले सरकारको नीति तथा कार्यक्रममा हामीले सुझावहरू दिइराखेका छौँ। भनेपछि हामीले बोल्नु पर्ने, हामीलाई त बोल्नु पर्ने ठाउँमै पठाएको हो, किनभने म सरकारमा गएर मन्त्री भएको होइन, म सांसद भएको हो। म सांसदको हैसियतले गरेका छु, मन्त्रीका हैसियतले मन्त्रीहरूले पनि गर्नु भएको छ, त्यसको फेरिस्त हामी बुझाउनेछौँ। तर के हो त भन्दा फेरि पनि तपाईँ हाम्रो कुरा के हो भने हामीले गर्न सकेका छैनौँ। जति गर्नुपर्ने हो, जिडिपी बढाउनु पर्ने हो, गरिबी हटाउनु पर्ने हो, रोजगार बढाउनु पर्ने होइन, उत्पादन क्षेत्र बढाउनु पर्ने हो, यस्तो बढाउनको निमित्त चाहिँ एकाध काम गरेर हुँदो रहेनछ। यो काम गर्नको निमित्त चाहिँ राजनीतिक पार्टीहरू विशेष त
1: बलियो हुनु पर्यो, त्यही अनुसारले चाहिँ त्यस्तै
0: हुनु पर्दो रहेछ र एकल सरकार हुनु पर्दो रहेछ। एकल सरकारले मात्रै अगाडि बढाएर लिएर जानु पर्दो रहेछ भन्ने कुरा चाहिँ महसुस भएको छ।
1: यहाँलाई धेरै धेरै धन्यवाद आफ्नो अमूल्य विचार र समयका लागि। नेपाल चौतारीको अर्को अङ्क आउँदो शुक्रबार निर्वाचनसँगै अर्को विषय लिएर फेरि हामी आउने नै छौँ। तबसम्मको लागि आजका अतिथि उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म अनन्त कश्यप घिमिरे बिदा चाहन्छु। हवस् त नमस्ते, तपाईँको दिन शुभ रहोस्।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 21
2: ल आउनुहोस् बस्नुहोस् यता।
3: मित लगाएको त्यो दिन त म कहिले बिर्सिन्न नि शशी, मलाई त ठुलै चार जस्तै लागेको थियो।
2: मलाई त के नभए जस्तो डर लागेको थियो। आमाले अरूकै घरमा पठाइदिन लाग्यो हो कि भन्ठानी थिएँ मैले।
4: कति वर्षको हुनुहुन्थ्यो र तपाईँहरू मित लगाउँदा?
3: 7 वर्ष पुरा भएर 8 हिँड्दै थियौँ है नि।
2: हो क्यारे,
4: दुवैजना?
3: अँ, हामी दुवै एकै दिनमा जन्मियो। फेरि सानैदेखि मेरो आमा र मितिनी आमा एकदम मिल्ने साथी रे के।
2: पछिसम्म आउजाउ भइरहोस् भनेर हामीलाई मितिनी लगाइदिएको रे।
3: त्यसपछि त मेरो मुखैमा मितिनी मात्र आउँथ्यो। घरमा खिर पकाए नि मितिनीलाई लगिदिनु पर्ने, कसैले केही दिए पनि मितिनीलाई देखाउनु पर्ने।
2: बिहा गरेपछि त मितिनीलाई बिर्सिहाल्नु भयो नि मितिनीले। 2-4 दिन बस्ने गरी आउनुहोस् भन्दा पनि नआउने, घरमै आउनुपर्ने है भेट्न।
3: तपाईँको नेत्र दाइले नपठाएपछि के गर्ने त? जान्छु भने त अनि पर्दैन भन्नुभयो।
2: तिनलाई अब म के चाहिन्थ्यो? पहिला पो मेरो मितिनीलाई फकाउनु थियो र कामै नपरी बोल्न आउँथे। भेटौँ न मात्र तिनलाई जान्ने छु।
4: हेलो, शशी दिदीसँग बाहिर छु क्या, भिडियो गर्न मिल्दैन क्या?
2: ऊ हाम्रो भाइको भिडियो कलको निम्त आयो।
3: कसको
2: के अरे हरी?
4: दिदी नकराउन न।
2: ए तनु तनु, हेर्नु नि जुन बेला पनि त्यही केटीसँग गफ गरिरहन्छ।
4: त्यस्तो होइन के।
2: साँच्ची मितिनी, मैले अनन्तलाई भेटेको थिएँ नि, घर आउँदा एउटै बसमा परेका थियौँ।
4: को हो अनन्त भने?
3: कोही होइन के। ए छोडिदिनुहोस् न मितिनी, अर्काको गफ नगरौँ न है। लुगा सुक्यो होला, बरु म उठाएर आउँछु।
2: तपाईँ बस्नु न मितिनी, म लुगा उठाइदिन्छु, मलाई टोयलेट पनि जान मन लागिरहेछ।
3: ल ल, नसुक्या लुगा चाहिँ डोरीमै छोडिदिनु है।
2: हुन्छ हुन्छ।
3: के हो हरिस, मुसु मुसु हाँस्दै मोबाइल चलाएको छ? तनुको म्यासेज हो?
4: होइन दिदी।
3: अब कुसुम मन पर्न छोड्यो? पहिला त खालि कुसुमको पछि लागेको थियौ त।
4: म मात्र पछि लागेर के गर्ने, उसले चाहिँ वास्तै गर्न छोडी, मलाई त झ्याउ लाग्छ दिदी। त्यही बेलामा तनुले मन पराउँछु भने मैले पनि यस भन्दै।
3: त्यो तनु त कस्तरी छुट्दैछ, मलाई त मनै पर्दैन। कुसुम जस्तै राम्री गर्लफ्रेन्ड पो गर्लफ्रेन्ड त।
4: राम्री भएर त होला नि घमण्डी भएको, मैले कति पटक मन पराउँछु भने यस पनि नभन्ने, नो पनि नभन्ने, सधैँ उसैको पछि लागिरहन्छ भनेर होला नि भाउ खोजेको। म पनि के कम, उसैलाई देखाउनलाई हो मैले तनुलाई यस भने।
3: हरिस, तिमीले कस्तो कुरा नबुझेको, मुखले यस नभन्नुपर्छ र? व्यवहार देखेर थाहा भइहाल्छ नि। मलाई त कुसुमले तिमीलाई मन पराउँछ नि जस्तो लाग्छ है।
4: मनमा माया भए त मुखले यस भन्ने के गाह्रो रहेछ दिदी।
3: बरु म कुसुमलाई सम्झाइदिन्छु, तिमीसँग त कुसुम नै सुहाउँछ, त्यो तनुसँग त तिम्रो जोडा त यति पनि मिल्दैन। बरु मै कुरा गरौँला के कुसुमसँग।
4: एउटा कुरा नढाटी भन्नु त इन्दु दिदी, तपाईँ सधैँ कुसुम र मलाई मिलाउन खोज्नुहुन्छ, कुसुम र म नजिक होस् भन्ने चाहनुहुन्छ, किन भन्नु त, केही विशेष कारण छ र?

0: हे विवेक दाई पो,
1: ओए के गर्दै थिइस् भन्दा मलाई?
0: ए दाई, त्यस्तो केही पनि होइन के, यसो गीत सुन्दै तरकारी केलाउँदै थिएँ।
1: ढोकाको कब्जै खुस्किने गरी डङ डङ पार्दा नि थाहा नपाउने भनेपछि?
0: दाई पनि अति भन्दिनँ क्या, खासमा हाम्रो घरबेटी बा फेरि भाडा माग्न आएछन् कि जस्तो लागेर क्या।
1: जहाँ पनि यो घरबेटी आतंक चाहिँ छ यार, कहिलेकाहीँ त मुला यिनीहरूकै घर किनेर यिनीहरूलाई भाडामा बसाइदिउ जस्तो लाग्छ।
0: तपाईँलाई त भाडा तिर्न के टेन्सन हो र, तपाईँलाई त भन्ने बित्तिकै जटिन काठ आइहाल्छ।
1: काठको कुरा मात्रै भन्दा पनि यहाँ आफूलाई अर्कै टेन्सन भइरहेछ।
0: के भयो र दाई त्यस्तो, कि घरबेटी बड्डाले घर चाहिँ बनाउने प्लान गरे हो दाई?
1: चुपलाक, खाली नचाहिने कुरा गर्छ।
0: त्यस्तो के भयो र विवेक दाई, कि फेरि किचकिच गरे घरबेटीले?
1: किचकिच मात्रै गरे भए त हुन्थ्यो नि, तर भेट्नु चाहिँ भेट्छ कुन दिन घरबेटीले मजाले मेरो।
0: भनेपछि आज पनि थर्काकी के हो बुढाले?
1: पुरै झगडै गर्न थाले थियो साला तोरी बुढो।
0: अब दाईले पनि उसको छोरीलाई जिस्काइदिनु भयो होला?
1: उसको छोरीको कुरा होइन के यार, तैँले मेरो सानो बाको छोरालाई त चिन्छस् नि।
0: सानो बुबाको छोरा भनेपछि?
1: मसँग हुन्छ नि त्यो दिनेश भन्ने केटो के, चिन्दैनस्?
0: त्यो मोटु दिनेश पसलवाला काकाको छोरा भने होइन?
1: त्यही मैले अस्ति फोटो खिच्न भनेर त्यसको क्यामरा मागेर ल्याएको थिएँ, आज फेरि बहिनीले घुम्न जान लाछौँ भनेर क्यामरा लिन आएको थिएँ।
0: अनि के भयो त?
1: के भयो भयो नि, त्यो घरबेटी तोरी आएर सधैँ यसरी केटी लिएर आउने मेरो घरलाई के सम्झेको छ अरे?
0: अनि
1: होइन बुवा, यो मेरो सानीमाको छोरी हो, मेरो बहिनी हो भन्दैछु, बुढो झन् जोसिन्छ यार।
0: लास्टै भएछ त,
1: कहिले साथी बनाएछ कहिले बहिनी बनाएछ, मेरो घरमा यस्तो चल्दैन पो भन्छ त यार। मलाई त त्यही क्यामराले र न न न न हुने गरिदिउँ कि जस्तो लागिरहेको थियो।
0: तपाईँको त पुरै इन्टरनेसनल बिल्ला गर्दैछ त बुढाले। त्यो बहिनीले के भन्यो त अनि?
1: के भन्नु, बिचरी घोप्टो मन्टो पारेर सुनिरहे, अनि गए पनि नभनी गए यार। साला तोरी बुढोले गर्नु गर्यो नि आज।
0: दाई पनि अरू बेला मौका मिल्यो कि कोठामै मैयाहरू ल्याइदिने, अनि त्यही सम्झ्यो होला नि।
1: मेरो कोठामा चाहिँ के केटीहरू आउनै नहुने, कस्तो कुरा गर्छ यार, जेवानी मोडल हुँ यार, यसो साथी सर्कल त्यो त चलिहाल्छ नि। कम अन यार,
0: के थाहा बुढाले यसो कुराकानी सुनेको थियो कि, अझ साउन्ड इफेक्ट सहित पो सुनेको थियो कि, के थाहा दाई, अब दाईको हबी भने नि जे भने नि कुरो त्यस्तै त्यस्तै हो क्या रे।
1: चुप्लाक मोला, कहिले काहीँ त भइहाल्छ नि, त्यसलाई हल्ला गर्दै हिँड्नुपर्छ त।
0: यति कुरामा त मेरो घरबेटी चाहिँ त्यो उतै हुने यार, यिनलाई घरबाट टाइममा दिनु पऱ्यो बस, अरू केही मतलबै छैन। कोही आओस् कि नआओस् कि हाँसोस् कि रोस् कि चिच्याओस् कि, एक किसिमले बिन्दास छन्।
1: बरु यसो गरौँ न, त मेरो रुममा बस, म यहाँ बस्छु नि हुन्न।
0: दाईको कुरा नि ठिकै हुन त, तर त्यसो नगरौँ होला दाई, आफ्नो त बाउले खोजिदिएको कोठा हो यो।
1: किन, त पनि यसो सेटिङ मिलाइरहेछस् कि के हो?
0: ए मसँग को छ र सेटिङ मिलाउनलाई, अब त उयो सम्झिने बस्ने।
1: तर त पनि लास्टै गुवाच्छ यार।
0: किन र दाई?
1: हुन्छ नि यार, मुनु शर्मा पुरै फिदा छ क्यारे, घरबेटी यस्तो देउता छ, यस्तो राम्रो सेटिङ मिलाए बेला यसो हुन्छ नि, सँगै बस्ने बोलाउने दुःख सुखको कुरा गर्ने माया प्रेम।
0: भेट्ने त कुरै नगरौ यार दाई, उसले फोन गर्न त मान्दिन, भेट्दा फोन गर्दा बाउले थाहा पाउँछन् रे, उसँग त च्याटमा मात्रै पुरै भर्चल चलिरहेछ दाई, पीडा छ नि हो दाई पीडा।
1: भो कफनान, त कहाँसम्मको छस् पुरै थाहा छ मलाई, मेरो अगाडि साधु बन्न खोज्छ यार, मलाई त थाहै छैन जस्तो।
0: हो क्या दाई, मैले पनि भेटौँ भनेर फेरि कर पनि गरेँ होइन, ए होस्
1: त मुला पनि मुलै होस् के, त्यो पनि फोक्से।
0: किन र?
1: नभेट्ने भन्ने नि हुन्छ, बरु नमाने यसो कुरो मिलाएर भन्न, बिरामी जस्तो भएर बोलाए पनि हुन्छ।
0: झुट बोलेर
1: बोल्नु पऱ्यो नि सहज तरिका नभएपछि, कन्फिडेन्टली झुट बोल्नु पनि एउटा कला हो बुझिस आयुष। हेर आयुष, लाइफमा नि चान्स आएको बेला छोड्नुहुन्न, नत्र पछि पछुतो हुन्छ, उमेरमा नगरेको मस्ती कहिले गर्ने भन् त मलाई।

0: रिपोर्ट ल्याउनु पनि कति उभिड गरे त,
1: कति लामो लाइन रहेछ उभिँदा उभिँदै। अनि खै त डाक्टर
0: उता वार्डमा जानुभएको छ, एकछिनमा आउनुहुन्छ अरे।
1: यहाँको काम गरेको तालमाल देख्दा पनि के भन्नु र, जता पनि कुर्नै पर्ने, झन् चाँडै निस्कौँ भनेको।
0: अब त समय नलाग्ला नि, यही रिपोर्ट देखाउन बाँकी त हुने उत्सव।
1: रिपोर्ट देखाउन त पहिले डाक्टर पनि आउनु पर्यो होला नि।
0: कति रिसाको क्या तिमी, अघि डाक्टरसँग पनि त्यस्तै व्यवहार देखायो।
1: अनि सबै कुरा उनीहरूलाई मात्र थाहा भए जस्तो गर्छन् त बा, हामीलाई त केही नै थाहा नभए जस्तो।
0: डाक्टरले नहुने कुरा गरेकै थिएन नि।
1: त्यही त, तिमीलाई त सबै ठिक लाग्ने भइहाल्यो नि, आखिर तिम्रै सपोर्टमा कुरा गरिरहेको थियो क्या डाक्टरले।
0: कस्तो कुरा गर्छौ के तिमी, मेरो ठाउँमा तिमी भा भयो बुझ्छौ यस्तो कुरा।
1: हुन्छ नि त, अब म रमा बन्देउला, तिमी उत्सव बन, हुँदैन।
0: खासमा तिमीलाई यहाँ आउनु परेर रिस उठायो, आउने बेला पनि त्यस्तै गयो।
1: यस्तै हुन्छ भनेर हो म आउन नखोजेको पनि, आखिर म आएर पनि हुने केही होइन। बरु आमासँग आएको भए तिमीलाई पनि सजिलो हुन्थ्यो, मेरो पनि उता काम बन्थ्यो।
0: मलाई तिमीसँग आउन मन लागेको थियो नि त, पहिला सन्देश पाउने बेलामा पनि तिमी थिएन, त्यसैले तिमीले पनि केही कुरा थाहा पाउँछौ कि भनेर हो कि।
1: होइन, अब यस्ता कुरा मैले थाहा पाएर के हुन रमा, मैले बच्चा जन्माउने होइन क्या अरे, पाउने तिमीले नै हो। यो महिलाहरूको सरकारको कुरामा मैले के नै बुझ्ने हो फेरि।
0: कस्तो कुरा गर्छौ क्या तिमी। अब
2: तपाईँको रिपोर्टहरू आयो?
1: आयो, ए यहाँ छ।
2: मैले टेस्ट गर्न भनेको सबैको रिपोर्ट छ नि?
0: हजुर, सबै छ।
2: रिपोर्टमा अरू त ठिक रहेछ, तर हेमोग्लोबिनको मात्र अलिक कम देखिएको छ, त्यसैले तपाईँलाई कमजोर थकित फिल भएको हो, चक्कर आएको हो। त्यसको लागि तपाईँले चाहिने खानाहरू प्रशस्त मात्रामा खानु भएन कि क्या हो?
0: खान त खाएकै छु, त्यस्तो नरुचेको पनि छैन डाक्टर साहब।
2: खाना खाएर मात्रै हुँदैन नि, गर्भावस्थामा साबिकको भन्दा धेरै र पोसिलो खानेकुराहरू खानुपर्छ। तपाईँले खाएको खाना तपाईँ र बच्चा दुवैको लागि हो भन्ने कुरा तपाईँहरूले बुझ्नु पर्यो।
0: हजुर डाक्टर साहब।
2: हरेक बार खाना चार भन्ने सुन्नु भएको छ नि?
1: खै मैले त सुनेको छैन डाक्टर साहब, के हो त्यो भनेको?
2: यस्तो अवस्थामा अन्न, गेडागुडी, फलफुल अनि पशुजन्य खानेकुरालाई दैनिक खानामा समावेश गराउनु पर्छ भन्न खोज्या हो।
1: सबै कुरा सधैँ त भान्सामा पाक्नु पनि पर्यो नि डाक्टर साहब।
2: त्यही भएर त तपाईँले ध्यान दिन पर्यो भनेको। अनि जब पनि गर्नुहुन्छ तपाईँ?
0: गर्छु डाक्टर साहब।
2: काममा कतिको प्रेसर छ?
0: त्यस्तो छैन।
2: धेरै कुराहरू त मैले अघि पनि भनिसके, त्यही हो, यस्तो बेलामा तनाव लिनु भएन, आराम धेरै गर्नु पर्यो, घरका सदस्यले पनि ख्याल गर्नु पर्यो।
1: अब आमा पनि रोगी हुनुहुन्छ, मेरो पनि बिजनेस छ, त्यही त हो नि।
2: त्यसो भनेर हुँदैन है, यस्तो बेलामा श्रीमानको अझ बढी साथ चाहिन्छ। गर्भवती अवस्थामा गरुङ भारीहरू उचाल्नु हुँदैन, अप्ठ्यारो कामहरू नगर्ने, राम्रा कुराहरू गर्ने सुन्ने गर्नुपर्छ, बुझ्नुभयो नि?
0: हजुर डाक्टर साहब।
1: अब हामीले के गर्नुपर्छ त डाक्टर साहब?
2: गर्भ रहेको चौथो, छैटौँ, आठौँ र नवौँ महिनामा कम्तीमा चार पटक चेकअप गराउनु पर्छ। पहिलो पटक नै जचाउनलाई ढिला गर्नुभयो, अब चाहिँ यस्तो नगर्नु होला।
0: आउला भन्दा पनि यत्तिकै भयो डाक्टर साहब।
2: यस्तो हेल्थ चेकलाई गर्न भएन नि, यस्तो गर्नुभयो भने बच्चालाई पनि समस्या देखिन सक्छ। अर्को कुरा, जुनसुकै बेला कुनै समस्या आएमा तुरुन्तै आउनु होला।
1: अब हामी जाँदा हुन्छ डाक्टर साहब, अहिले हतार थियो।
2: हुन्छ, मैले केही औषधि लेखिदिएको छु, यो चाहिँ नियमित खानु होला।
0: हुन्छ, हस् डाक्टर साहब।
2: तपाईँलाई एउटा कुरा भन्छु, माइन्ड नगर्नु होला ल।
1: के कुरा?
2: अघिदेखि तपाईँलाई याद गरिरहेको छु, तपाईँ मेरो कुराहरूलाई खासै वास्ता गरिरहनु भएको छैन। तपाईँ श्रीमती गर्भवती भएकोमा ह्याप्पी हुनुहुन्न हो?
3: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, उत्सवले सुरु गरेको व्यापार के हो? यसको सही उत्तर हो ढावा। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत डडेलधुराबाट सुभाष चन्द्र विश्वकर्मा, दार्चुलाबाट तारा सिंह महर, झापाबाट विवेक खत्री र कञ्चनपुरबाट फुलमाया बोहरा विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले रु 200 को रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, बड्डाचौरमा कसको विवाह गरिदिने कुरा चलिरहेको छ? प्रश्न फेरि एकपटक, बड्डाचौरमा कसको विवाह गरिदिने कुरा चलिरहेको छ?
4: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2 त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तोता इन्द्र सराखड्का।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। एन्टेना फाउन्डेसनको प्रस्तुति नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार यही समयमा निर्वाचनका विविध विषयमा छलफल गर्ने गर्दछौं। तपाईँ हामीले भोट हाल्न पर्खेको दिन आउँदैछ। आउने आइतबार अब हामी आफूलाई मन परेका उम्मेद्वार तथा दललाई जिताउन आफ्नो मतदान केन्द्रमा जान आतुर छौं भने उम्मेद्वारहरूलाई चुनावपछिको परिणाम कस्तो आउला भन्ने धुकधुकी बढ़िरहेको छ। आज हामी नेपाल चौतारीमा योभन्दा अगाडिका अंक भन्दा अलि फरक किसिमले कुराकानी गर्छौं। आज हामी कुनै विषयमा केन्द्रित रहेर अतिथिसँग कुराकानी गर्नेछौं। आज हामी निर्वाचनसँगै केन्द्रित रहेर मतदाता शिक्षाका फरक फरक विषयमा कुराकानी गर्नेछौ। गैराती 12 बजेदेखि मौन अवधि अथवा प्रचार प्रसार रोक अवधि शुरू भएको छ। मौन अवधि अथवा प्रचार प्रसार गर्न नपाउने अवधि भनेको के हो? यो बेला के गर्न पाइन्छ, के गर्न पाइँदैन? एन्टेना फाउन्डेशन नेपालले तयार पारेको यो सामग्री। निर्वाचन आचार संहिता अनुसार निर्वाचनको दिनभन्दा 48 घण्टा अगाडिदेखि उम्मेद्वारको पक्ष विपक्षमा प्रचार प्रसार गर्न गराउन पाइँदैन। यो अवधिलाई मौन अवधि भनिन्छ। तर यसपालि निर्वाचन आयोगले यो समयलाई मौन अवधि नभनी अर्कै नाम दिएको छ। निर्वाचन आचार संहिता 2079 यो 48 घण्टालाई निर्वाचन प्रचार प्रसार रोकेको अवधि भनिएको छ। यो अवधिमा के गर्न पाइदैन? निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्याल।
2: मतदानको दिन प्रारम्भ हुनुभन्दा 48 घण्टा अगाडिदेखि 2 गते र 3 गते प्रचार प्रसार बन्द हुन्छ, 4 गते निर्वाचन भयो। कुनै पनि राजनीतिक दल, उम्मेद्वार, समर्थक, शुभेच्छुक कसैले पनि कसैको पक्षमा वा विपक्षमा मत प्रकट गर्न, मत माग्न, प्रचार प्रसार गर्न, भेला गर्न, अन्तर्क्रिया गर्न, ब्रेन स्टर्म गर्न केही गर्न पनि पाइँदैन।
1: यस्तो आचार संहिता भए पनि व्यवहारमा यही अवधिमा निर्वाचनको परिणाम प्रभावित हुने खालका सम्म चलखेल हुन्छ भन्ने सुनिन्छ। मौन अवधिमा उम्मेद्वारको पक्षमा प्रचार प्रसार गरेको वा गर्न लगाइएको पाइएमा के कस्तो कार्यवाही हुन्छ? निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराई।
3: 48 घण्टाको अवधिमा पालना गर्नुपर्ने विशेष आचरणहरू पालना नगर्नु भनेको निर्वाचन आचार संहिताको उल्लङ्घन हो र निर्वाचन आचार संहिता उल्लङ्घनका अरू कसुर गर्दाखेरि जे कारवाही हुने हो त्यसमा पनि त्यही हुन्छ। त्यो भनेको आयोगले 1,00,000 रुपियाँसम्म जरिवाना गर्न सक्ने र उम्मेद्वारी खारेजी गर्न सक्नेसम्मको कारवाही गर्न सक्छ।
1: निर्वाचन आयोगले बनाएको आचार संहिता के मतदाताहरूमा पनि लागू हुन्छ? हामीले यो विषयमा पनि सामग्री तयार पारेका छौं। सुनौ अबको क्रममा। मंगसिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज 13 गतेदेखि नै आचार संहिता लागू भएको छ। के निर्वाचन आचार संहिता मतदातालाई पनि लागू हुन्छ? नागरिकले पनि आचार संहिता उल्लंघन गर्न सक्छन्? निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल।
4: नागरिकले पनि उल्लंघन गर्न सक्छन्। नागरिकले कसरी उल्लंघन हुन सक्छ भने अफवाह फैलाएर अथवा मिसइन्फर्मेसन, डिसइन्फर्मेसन, हेट स्पिच गरेर, कसैलाई अपहेलना हुने गरी चाहिँ सञ्चार माध्यम, सामाजिक सञ्जालमा बोलेर कसैलाई चाहिँ कसैको व्यक्तिगत लाइफमा अथवा उसको राजनीतिक लाइफ क्यारियरलाई चाहिँ गलत भ्रामक सूचनाहरू फैलाएर पनि आचार संहिता उल्लङ्घन गर्न सक्छन्।
1: मर्यादित, स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा चुनाव गर्न र गराउन निर्वाचन आचार संहिता बनाइन्छ। मतदाता वा नागरिकबाट कसरी निर्वाचन आचार संहिता उल्लंघन हुन्छ? आयोगका सहप्रवक्ता सूर्य प्रसाद अर्याल।
5: अब नागरिक अथवा मतदाताले सोसियल मिडियामा कसैको मिसइन्फर्मेसन छ अथवा डिसइन्फर्मेसन छ, कसैको हेट स्पिच आएको छ, त्यसमा चाहिँ एकदमै सेयर, कमेन्ट, लाइक गरिदिएर अनि चाहिँ त्यसमा चाहिँ सहभागिता जनाइदिएर कसैले पोस्ट गरिदिएर अब पोलिटिकल पार्टीको विरुद्धमा अथवा उम्मेद्वारको विरुद्धमा लाञ्छन लगाउने अथवा आरोप गर्ने, तथ्यपूर्ण कुराहरूलाई बङ्ग्याएर तोडमोड गर्ने, होइन, यस्ता खालका कुराहरू हुँदाखेरिमा त्यो आचार संहिता उल्लङ्घन भएको मानिन्छ। जस्तै भोजभतेर गर्न पाइँदैन भनेको छ, भोजभतेरमा संलग्न पनि नहुने अथवा मतहरू खरिद बिक्री गर्न हुँदैन भन्ने कुराहरू छ। अब यदि नदेखिने गरी चाहिँ कहीँ त्यसैमा संलग्न भइयो भने आफ्नो स्वतन्त्र अभिव्यक्तिमा अलिकति आफैले त्यसमा परिपालन गरिएन भने मतदाताको तहबाट त्यो उल्लङ्घन भएको मानिन्छ। यो विभिन्न कुराहरू चाहिँ जसले गर्दाखेरि निर्वाचनको स्वच्छता र पवित्रतालाई अलिकति आँचाउने कामहरू हुन्छन्। ती कुराहरू नागरिकको तहबाट अथवा नागरिक समाजको तहबाट अथवा मतदाताको तहबाट नहोस्, नगरियोस् भन्ने चाहिँ चाहना हो।
0: आचार संहिता उल्लङ्घन भएको पाइएमा नागरिकले आफ्नो ठाउँबाट के गर्न सक्छन्? निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल।
4: नागरिकले अथवा राजनीतिक दलका उम्मेद्वारले अथवा प्रतिनिधिले अथवा जोसुकैले पनि लिखित अथवा चाहिँ मौखिक अथवा टेलिफोनबाट सामाजिक सञ्जालबाट आयोगमा स्वयं उपस्थित भएर जुनसुकै माध्यमबाट पनि उजुरी दिन सकिने व्यवस्था छ। आयोगले त्यसलाई इन्टरटेन गर्छ। हाम्रो केन्द्रदेखि लिएर तलसम्म चाहिँ यसको संयन्त्रको व्यवस्था गरिएको छ। तपाईँ हरेक हाम्रो निर्वाचन कार्यालयमा गएर उजुरी दिन पनि सक्नुहुन्छ, तपाईँले सामाजिक सञ्जालमा लेखेर पनि दिन सक्नुहुन्छ, टिभीमा बोलेर पनि सक्नुहुन्छ, टेलिफोन गरेर पनि सक्नुहुन्छ, हाम्रो यहाँ चाहिँ कल सेन्टर छ 1102 त्यहाँ बोलेर पनि सक्नुहुन्छ, जुनसुकै माध्यमबाट जसरी पनि उजुरी दिन सकिन्छ।
0: मङ्सिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको समय नजिकिँदैछ। 5636 उम्मेद्वार चुनावी मैदानमा छन्। निर्वाचन आयोगका अनुसार यो पटक निर्वाचनमा 1,79,88,570 जनाले मतदान गर्दैछन्। कुल मतदातामा 88,47,579 जना महिला, 91,40,806 जना पुरुष र 185 जना अन्य रहेका छन्। मतदाता संख्याका आधारमा आयोगले 10,891 मतदान स्थल अन्तर्गत 22,226 मतदान केन्द्रहरू रहने गरी मतदान केन्द्र स्वीकृत गरेको छ। मङ्सिर 4 गते हुने निर्वाचनमा भोट हाल्न जाँदा बोक्नुपर्ने परिचय पत्रका बारेमा निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भूषाल।
6: मतदानको दिन मतदाताले आयोगले चाहिँ 6 प्रमाण पत्र मध्ये कुनै एउटा प्रमाण पत्र लगाएर गएन चाहिँ मतदान गर्ने व्यवस्था मिलाएको छ। त्यसमा चाहिँ आयोगबाट वितरण भएको परिचय पत्र अनि नायताको प्रमाण पत्र, लाल पूर्जाको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र, राहदानी, सवारी चालक अनुमति पत्र मध्ये एउटा डकुमेन्ट लगेर जानुभयो भने उहाँहरूले मतदान गर्ने व्यवस्था हुन्छ।
0: नामावलीमा नाम छ तर मतदाता परिचय पत्र छैन भने त्यस्ता मतदाताले पनि मङ्सिर 4 गते मतदान गर्न पाइन्छ? फेरि सहायक प्रवक्ता ऋषिराम भूषाल।
6: मतदाता नामावलीमा नाम नभएका त भोट हाल्न पाइँदैन। मतदाता नामावलीमा नाम भएको मान्छेले निर्वाचन आयोगले उपलब्ध गराएको परिचय पत्र नभए पनि अरू चाहिँ नागरिकता लगाएको विभिन्न कागजातहरूका मतदान गर्ने व्यवस्था चाहिँ हुन्छ।
1: मतदाताले मतदान स्थलमा पुगिसकेपछि भोट चाहिँ कसरी हाल्ने त? हामीले यो विषयमा पनि सामग्री तयार पारेका छौँ।
0: मङ्सिर 4 गतेको निर्वाचनमा मतदान गर्ने उपयुक्त तरिका के हो? निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्याल।
7: यहाँहरू मतदान केन्द्रमा पुगिसकेपछि महिला भए महिलाको लाइन र पुरुष भए पुरुषको लाइनमा बसिसकेपछि मतदाता नावली रुजु गर्ने ठाउँमा यहाँहरू पुग्नुहुन्छ। पुगिसकेपछि आफ्नो मतदाता परिचय पत्र वा आयोगले तोकेको कुनै परिचय पत्र देखाएर मतदाता नावलीमा नाम रुजु गराइन्छ। त्यहाँ रुजु भइसकेपछि यहाँलाई बायाँ हातको बुढी औँलामा नौन्ने मसीको चाहिँ चिन्ह लगाइन्छ। त्यसपछि यहाँ पहिलो मतपत्र दिने कर्मचारीका पासमा पुग्नुहुन्छ।
0: मङ्सिर 4 निर्वाचनमा भाग लिन 84 राजनीतिक दल चुनावी मैदानमा छन्। विभिन्न चुनाव चिन्ह मार्फत स्वतन्त्र उम्मेद्वारहरू पनि प्रतिस्पर्धामा छन्। समानुपातिक उम्मेद्वारहरूको बन्द सूची निर्वाचन आयोगले प्रकाशित गरिसकेको अवस्था छ। यसपटकको चुनावमा एकजना मतदाताले कतिजना उम्मेद्वारलाई मतदान गर्नुपर्छ? फेरि आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्याल।
7: 4 मतपत्र छुट्टा छुट्टै पाइन्छ। प्रतिनिधि सभाको उम्मेद्वारलाई 1/64 छाप, त्यसपछि प्रतिनिधि सभाकै राजनीतिक दललाई 1/64 छाप, त्यसपछि प्रदेश सभाको उम्मेद्वारलाई 1/64 छाप र त्यसपछि प्रदेश सभाकै आफूलाई मनपर्ने दललाई 1/64 छाप लगाएर मतदान गर्न सकिन्छ। क्रमशः र छुट्टा छुट्टै मतपत्रमा 1/1/64 छाप लगाएर हामी सही तरिकाले मतदान गर्न सक्छौ।
0: 2079 वैशाख 30 गते भएको स्थानीय तहको चुनावमा खसेको 1,25,84,000 मत मध्ये 3,00,000 मत बदर भएको थियो। निर्वाचन आयोगका अनुसार मतदान गर्ने र मतपत्र पट्याउने तरिका थाहा नहुँदा मत बदर हुन्छ। निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्याल, आउने मङ्सिर 4 हुने चुनावमा मतदान गरिसकेपछि मतपत्र पट्याउने तरिका सिकाउँदै हुनुहुन्छ।
7: स्वस्तिक छाप लगाइसकेपछि अब यसमा लगाएको मसी अरू कुनै कोठा चिन्हमा नलतपतियोस् भनेर हामीले होस पुर्याउनु पर्दछ। यसको लागि दुईटा तरिकाबाट, या त हामीले तलबाट यसरी पट्याएर यो मसीलाई यो सेतोतिर पार्ने गरी हामी पठाउन सक्छौँ। यसको तलबाट तलको खण्ड चाहिँ बढी छ भने यसरी हामीले ल्याएर यसलाई अब यतापट्टि पठाउँदाखेरिमा यतापट्टिको सेतो भागमा पर्न सक्छ। यदि कहिलेकाहीँ माथि चाहिँ बढी छ भने हामीले यसरी चाहिँ माथिबाट ल्याएर यसलाई यसरी पठाउँदाखेरि यसको मसी चाहिँ यतापट्टि पर्न सक्ने गरी गर्न सक्छौँ। तर अहिले मैले यसमा तल चाहिँ धेरै भएको हुनाले मैले तलबाट यसरी पठाएँ र अब यसरी पठाउँदाखेरिमा यसको मसी चाहिँ यो सेतोमा पर्छ र अनि चाहिँ कुनै चिन्हमा लाग्दैन र तपाईँले गरेको मतदान सही तरिकाले हुन्छ र बदर हुने चाहिँ सम्भावना हुँदैन।
0: 2048 सालदेखि अहिलेसम्म भएका निर्वाचन हेर्ने हो भने मतबदर हुने क्रम बढ्दै गएको पाइन्छ। 2048 सालको निर्वाचनमा 3,22,023, 2051 मध्यावधि निर्वाचनमा 2,41,071 मत बदर भएको थियो भने 2056 संसदीय निर्वाचनमा 2,44,000 बढी मत बदर भएको थियो। 2064 संविधान सभा निर्वाचनमा प्रत्यक्षतर्फ 5,60,000 र समानुपातिकतर्फ 4,07,000 जति मत बदर भयो। प्रत्यक्ष र समानुपातिक गरी 2070 निर्वाचनमा 7,83,000 जति मत बदर भयो। मत बदर हुने क्रम 2074 यताका स्थानीय प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा झनझन बढ़िरहेको छ। आफ्नो मत बदर हुनु भनेको जनप्रतिनिधि चुन्न पाउने अधिकार गुम्नु पनि हो। बुझेर मतदान गरौं, मत बदर नहुने गरी मतपत्र पट्याउ र बाकसमा खसाउ।
1: यदि हामीले राम्रोसँग मतपत्र पट्याउन जानेनौ भने पनि मत बदर भएको मानिन्छ। मत बदर कसरी हुन्छ त?
0: गत वैशाख 30 गते सम्पन्न स्थानीय तह निर्वाचनमा गाउँपालिका भन्दा नगरपालिकामा धेरै मत बदर भएको थियो। निर्वाचन आयोगका अनुसार जम्मा खसेको मध्ये गाउँपालिकामा औसत 14, नगरपालिकामा 15, उपमहानगरपालिकामा 20 र महानगरपालिकामा 24% जति मत बदर भएको थियो। कस्तो अवस्थामा चाहिँ मत बदर हुन्छ? निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्याल:
7: मतदान गर्दा केही कुरामा असाध्यै ख्याल पुर्याउनु पर्दछ, जसले गर्दाखेरिमा हाम्रो मत चाहिँ सदर हुन्छ र बदर हुनबाट जोगिन्छ। जस्तै सबभन्दा पहिलो कुरो, हामीले जस्तै यो मतपत्रमा मतदान अधिकृतको सही छ, तर यो मतपत्रमा मतदान अधिकृतको सही छैन। यदि यहाँले मतदान गर्नुभयो तर मतदान अधिकृतको सही नभएको मतपत्र गणना गर्दा फेला पर्यो भने यसलाई बदरतिर चाहिँ छुट्याइन्छ। एउटा मतपत्रमा एउटा मात्रै स्वस्तिक छाप लगाउनु पर्ने ठाउँमा दुईवटा छुट्टा छुट्टी निर्वाचन चिन्हमा हामीले स्वस्तिक छाप लगाउन साथ यो मत पनि बदर हुन्छ, यो पनि खेर जान्छ। यो मतपत्रमा चाहिँ स्वस्तिक छाप चाहिँ नबुझिने गरी लटपत्तिएको छ, प्रष्ट स्वस्तिक छाप चाहिँ नबुझिने खालको छ। यस्तो अवस्थामा पनि यो मतपत्र बदर हुन्छ। यो मतपत्रको दुईटा अब यो बीचमा परेको छ, यो स्वस्तिक छाप कुन चिन्हमा मतदान गरेको नबुझिने खालको छ। दुई वा दुईभन्दा बढी कोठामा पर्ने गरी यो स्वस्तिक छाप लगाइएको छ, यो पनि अब कुन चिन्हलाई मतदान गरेको नबुझिने अस्पष्ट भएको हुनाले यो मतपत्र पनि बदर हुन्छ। तोकिएको स्वस्तिक छाप बाहेक औठा छाप अथवा अन्य चिन्हहरूले संकेत गरेमा पनि त्यो मत बदर हुन्छ।
0: मतदाता शिक्षाको अभावले गर्दा मतदातालाई मत कसरी हाल्ने भन्नेमा प्रष्ट जानकारी हुँदैन। मंगसिर 4 निर्वाचनमा कसैको पनि मत बदर नहोस् भनेर निर्वाचन आयोगले प्रयास गरिरहेको छ।
1: तपाईँ अहिले विविध विचारको मदानी नेपाल चौतारी सुनिरहनु भएको छ। यो कार्यक्रम एन्टेना फाउन्डेशन सहित देशभरका विभिन्न रेडियोबाट एकैसाथ सुनिरहनु भएको छ। नेपाल चौतारीमा आज हामी निर्वाचनसँग सम्बन्धित विविध विषयको बारेमा कुराकानी गरिरहेका छौं। कतिपय मतदाताले भोट नहाल्ने कुरा गरिरहेका छन्। जतिपटक भोट हाले पनि समस्या जिउका त्यौ हुने भन्दै दिक्काएका मतदाताहरू पनि छन्। तर मतदान गर्न भनेको व्यक्तिको अधिकार हो, आफ्नो मताधिकार प्रयोग गर्दा नागरिकलाई के फाइदा हुन्छ? सुनौ यो सामग्री। तपाईंलाई लाग्छ होला निर्वाचनमा भोट नहाले पनि हुन्छ, तर निर्वाचनमा भोट हाल्न पाउनु मतदाताको अधिकार मात्र होइन, आफ्नो गाउँ टोल क्षेत्र तथा समग्र देशको जनप्रतिनिधि छान्न पाउनु नागरिक दायित्व पनि हो। हामीले भोट दिएकै मध्येबाट जित्नेहरू सांसद हुन्छन्। सांसद भित्रैबाट मन्त्री र प्रधानमन्त्री चुनिन्छन्। उनीहरूले नै हामीमाथि शासन गर्दछन्। त्यसैले मतदान गर्नु भनेको आफ्नो लागि गतिलो सांसद मन्त्री प्रधानमन्त्री समेत चुन्ने अवसर हो। निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्याल:
8: हरेक देशको संविधानले अन्तर्राष्ट्रिय मानव अधिकार घोषणा पत्रले के भनेका छन्, हरेक देशका नागरिक जो बालिग हुनुहुन्छ त्यो देशको कानूनले कहीँ 18 भन्ला, कहीँ 16 भन्ला, कहीँ 21 वर्षकोले मतदान गर्ने भन्ला, त्यो देशको कानूनले तोक्छ कि त्यसरी बालिग भएका मतदातालेलाई दुईटा पोलिटिकल राइट्स दिएको हुन्छ। भनेको मतलब आफू चाहिँ उम्मेद्वार हुन पनि पाउने र निर्वाचित भएर चाहिँ पद सम्हाल्न पाउने, अथवा आफूले चाहिँ शासन प्रक्रिया भाग लिएर अरूलाई जिताउन सक्ने अथवा अरूलाई चाहिँ मतदान गर्न सक्ने, यी दुईटा काम गर्नको लागि चाहिँ पोलिटिकल राइट्स दिएको छ। त्यसैले यो एउटा अधिकार हो, आफूलाई प्राप्त अधिकार प्रयोग गर्नुपर्छ भनिन्छ।
1: निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालका अनुसार मतदानका फाइदै फाइदा छन्।
8: आफू कोबाट शासित हुने भनेर छान्न पाउने अधिकार त त्यो भन्दा ठुलो राइट्स त केही पनि हुन सक्दैन। आफ्नै भोटले राष्ट्र प्रमुखदेखि लिएर आफ्नो नजिकको गाउँपालिकाको वडा सदस्यसम्म चुन्न पाइन्छ। मन परेन भने त्यो रिस पोखेन ठाउँ भनेको त्यो ब्यालेटबाटै हो। राम्रो काम गरेन ती प्रतिनिधिलाई हामीले फेरि जिताएर पठाउन सक्छौँ। यदि राम्रो काम गरेन भने उनलाई चाहिँ भोट उनको विरुद्धमा अथवा उनीभन्दा राम्रो चाहिँ एजेन्डा ल्याउने चाहिँ उम्मेद्वारलाई मत दिएर उनलाई हराइदिन सक्छौँ। त्यसैले यो त जनप्रतिनिधिलाई शासन सत्ता बस्नेलाई चाहिँ नियन्त्रण गर्ने सबभन्दा ठूलो हतियार हो नि त। त्यसैले यसलाई सही तरिकाले प्रयोग गर्नुपर्छ र यो अधिकार भनेको नारी कर्तव्य दायित्व पनि हो। यदि हामी निर्वाचन प्रक्रियामा भाग लिन्नौ मतदान गर्दैनौँ भने अनि त्यस पछाडि बनेका सरकारले चाहिँ यसो गरेन उसो गरेन भन्ने एउटा नैतिक धराताल गुम छ अरे क्या हाम्रो। हामी मतदान त भाग लिनै पर्छ।
0: तपाईँले यदि भोट हाल्नु भएको छ भने तपाईँलाय पक्का थाहा छ मतदान गर्नु अघि हातको प्राय बुढी औंला वा अन्य कुनै एक औंलाको नङमा प्रष्ट देखिने गरी मसी दलिन्छ। आज हामीले निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेललाई सोधेका छौ मतदान गर्नु अघि नङमा किन मसी दलिन्छ।
9: मत संकेत गरिसकेको मान्छे फेरि मत संकेत गर्न नआओस् भन्ने उद्देश्यले यो पर्मानेन्ट कलरले मत संकेत गर्ने हो। धेरै देशहरूमा छ र हामी कहाँ पनि छ। अब यो हामी कहाँ त अब निर्वाचनको पद्धति सुरु भएदेखि नै मसी लगाएर कन्फर्म गर्ने पद्धति हो मूलत होइन। अब एउटा प्राउड पनि हो मान्छेले अब यो मैले भोट हालेर आएँ भन्नका लागि होइन, अथवा कसै साथीभाइसँगी अथवा कसैलाई पनि इलेक्सन म्यानेजमेन्ट बडिजको हिसाबले स्वच्छ स्वतन्त्र निष्पक्ष मतदान गर्न फर्जारी मत नखसोस् भन्न एउटै व्यक्तिले दोहोऱ्याएर मत नहालोस् भन्ने मूल ध्येय चाहिँ त्यही नै हो।
0: विकिपीडियाका अनुसार मतदान गर्नु अघि नङमा मसी लगाउने चलन भारतबाट सुरु भएको हो। दक्षिणी भारतको कर्नाटक राज्यमा सन् 1962 भएको आम निर्वाचनका बेला मतदाताहरूले मतदान गर्दा नङमा मसी लगाइएको थियो।
1: शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरू पनि मतदाता हुन्छन्। निर्वाचन आयोगले अपाङ्गता भएका व्यक्तिलाई मध्यनजर गर्दै मतदान केन्द्रलाई पनि अपाङ्गता मैत्री बनाएको जनाएको छ।
0: गत स्थानीय तहको निर्वाचनलाई हेर्ने हो भने उपयुक्त तयारी र पूर्वाधार नहुँदा अपाङ्गता भएका मतदाताहरूले निकै शास्ति भोग्नु परेको थियो। उनीहरूको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा मतदान स्थलमा खटेका पदाधिकारी र सुरक्षाकर्मी पनि अलमलमा देखिएका थिए। अपाङ्गता भएका वा फरक क्षमता भएका मतदाताहरूले सहज तरिकाले मतदान गर्न पाउनुपर्छ। सरकारवाला निकायले पनि अपाङ्गताको प्रकार अनुसारको मतदान केन्द्र बनाउनुपर्छ भन्नुहुन्छ अभियन्ता तथा अधिकार कर्मी सीता बोहरा।
10: अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ अप्ठ्यारो पर्ने गरी मतदान केन्द्रमा द्वारहरू बनाइने साँगुरो द्वार होइन, जुन चाहिँ अपाङ्गता मैत्रीको मापदण्ड विपरीत ब्यालेट राख्ने पुस्तिक छाप लगाउने टेबलहरू पनि अलिकति अग्लो ठाउँमा, त्यसले गर्दाखेरि पनि आफैले गर्न नसक्ने शारीरिक अपाङ्गता भएको व्यक्तिहरूलाई एक किसिमको कठिनाई छ भने अन्य अपाङ्गता जस्तो दृष्टिविहीनको लागि चाहिँ दृष्टिविहीनले आफूले सहयोगी लिएर मतदान गर्न पाउने त्यो अधिकार पनि सुनिश्चित नभएको पाइएको छ। बहिरा व्यक्तिहरू छन् भने उनीहरूको लागि साङ्गीतिक भाषाको अभाव छ होइन, त्यसले गर्दाखेरि पनि अपाङ्गता मैत्री मतदान केन्द्र स्थल हुन सकेका छैनन्। गत निर्वाचनहरूमा देखियो होइन, स्थलमा खाल्डा खुल्ली हुने, हिलो जमेको, पानी परेकोमा त्यस्तो पानी बग्ने ठाउँहरू होइन, लामो लामो घाँसपातहरू उम्रिएको, त्यसै गरी चाहिँ सानसानो इँटाहरू राखेर चाहिँ मतदान स्थलसम्म जाने बनाइएको, अनि खुड्किलो भर्याङहरू चढेर जाने बनाइएको, त्यस्तो चाहिँ आगामी निर्वाचनमा हुनुहोस् भन्ने म चाहिँ माग गर्दछु। र अब सरकारवाला व्यक्तिले पनि मतदान केन्द्रलाई चाहिँ अपाङ्गता मैत्री मात्रै नभने सबै मैत्री मतदान केन्द्र होस् भन्नका लागि चाहिँ सबैलाई सजिलो हुने किसिमले मतदान केन्द्रको निर्माण गरियोस्।
0: मङ्सिर 4 गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अपाङ्गता भएका मतदाताहरूको सहज मतदान होस् भनेर निर्वाचन आयोगले कस्तो तयारी गरेको छ? निर्वाचन आयोगका उपसचिव कमल भट्टराई।
3: यो पटक नमुनाको रूपमा 100 मतदान केन्द्रहरूलाई चाहिँ पूर्ण रूपमा चाहिँ अपाङ्गता पहुँचयोग्य मतदान केन्द्र चाहिँ बनाउने भनेर आयोगले स्वीकृत गरी त्यो काम चाहिँ कार्यान्वयनको प्रक्रियामा छ। मतदानको दिन मतदान गर्न आउँदाखेरि त्यहाँ जुन किसिमका चाहिँ भौतिक पूर्वाधारहरू हामी तय गर्छौँ त्यसलाई पनि अपाङ्गता भएका व्यक्ति, होचोक भएका व्यक्तिहरू, बिरामी, अशक्तहरूका लागि पनि पहुँचयोग्य हुने गरी जस्तै मत संकेत गर्ने स्थान धेरै अग्लो नबनाई अलिकति पहुँचयोग्य बनाउने, मतपेटिकामा मत खसाल्ने ठाउँ पनि त्यही हिसाबले चाहिँ पहुँचयोग्य बनाउने, सूचनाहरू सम्प्रेषण गर्नका लागि पनि अपाङ्ग मैत्री संरचनाहरू पूर्वाधारहरू तयार गर्ने लगायतका व्यवस्थाहरू हामीले गरेका छौँ। व्हील चेयर लिएर आउनुहुने मतदाताहरूका लागि चाहिँ प्रायोरिटी भोटिङको व्यवस्था छ, उहाँहरू लाइनमा बस्नु पर्दैन, सिधै प्राथमिकताका साथ अगाडि गएर मतदान गर्न सक्नुहुन्छ। र हामीले मतदान केन्द्रहरू ग्राउन्ड फ्लोरमै राखेका छौँ। मतदान अधिकृतलाई तालिम प्रशिक्षणको क्रममा पनि स्पष्ट भनेका छौँ कि यसरी अपाङ्गता भएका व्यक्तिहरू आउँदाखेरि उहाँहरूलाई चाहिँ जे जुन व्यवस्था गरेर चाहिँ सहज गर्न सकिन्छ त्यो गर्न हामीले आग्रह गरेका छौँ। अपाङ्गता भएका व्यक्तिहरूमध्ये दृष्टिविहीन जसले चाहिँ आफै देखेर मतदान गर्न सक्नुहुन्न उहाँहरूका लागि आयोगले विशेष व्यवस्था गरेको छ। त्यो भनेको एका घरको परिवारको सदस्य वा निजले इच्छाएको निजको साथ मागेको इच्छाएको व्यक्तिले चाहिँ मतदान गर्न सक्नुहुन्छ।
1: निर्वाचन एक उत्सव हो, नागरिकले यसलाई आफूलाई मन परेको उम्मेद्वार चुन्न पाउने अधिकारको रूपमा लिन्छन्। निर्वाचन निष्पक्ष स्वच्छ भयरहित वातावरणमा सम्पन्न होस् भन्नका लागि मतदानको दिन सार्वजनिक विदा दिने चलन छ। आसन्न मंगिर 4 गते हुने निर्वाचनको दिन पनि देशभरका शैक्षिक संस्था सार्वजनिक यातायात बन्द हुनेछन्। निर्वाचन आयोगले मतदानको दिन कस्ता सवारी चलाउन पाउने र कस्ता नपाउने भन्ने विषयमा मापदण्ड बनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल,
4: नियन्त्रित र व्यवस्थित रूपमा चल्छन्। विगतको भन्दा धेरै गाडी घोडाहरू चल्ने, धेरै पासहरू लिन नपर्ने, एम्बुलेन्सहरूदेखि तरकारी, अब फलफुल, तपाईँको फोहोर मैला, अशक्त अपाङ्गहरूको लागि हस्पिटलमा जाने डाक्टर नर्सहरू, त्यहाँका कर्मचारीहरू लगायतको धेरै ठुलो चाहिँ पत्रकारहरू, यो सबको लागि चाहिँ हामीले पासको आवश्यकता नपर्ने गरी व्यवस्था गरेका छौँ। अब नर्मलहरू सार्वजनिक यातायातहरू जो दिने चल्दैन,
1: तर सार्वजनिक सवारीको हकमा भने आवश्यकताका आधारमा निर्वाचनलाई प्रभाव नपर्ने गरी स्थानीय स्तरमा आधिकारिक निकायले निर्णय गर्न सक्ने बताउनुहुन्छ प्रवक्ता शालिग्राम शर्मा पौडेल।
4: अब सार्वजनिक यातायातको हकमा पनि सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने एउटा चाहिँ समिति गठन गरिएको छ। त्यो समितिले आवश्यकता अनुसार त्यहाँको निर्वाचनको स्वच्छता, स्वतन्त्र, निष्पक्ष र भइरहेको वातावरणमा सम्पन्न गर्नका लागि के कस्तो तवरले व्यवस्थापन गरेर चलाउन उपयुक्त हुन्छ त्यो उसले निर्णय गरेर चलाउन सक्ने गरी त्यो मापदण्डमा व्यवस्था गरिएको छ।
0: निर्वाचन आयोगका अनुसार मंगसिर 4 गते एम्बुलेन्स, शववाहन, दमकल, खानेपानीको ट्याङ्कर, फोहोर मैला ओसार पसार गर्ने तथा दूध बोक्ने सवारी साधन चल्नेछन्। त्यसै गरी त्यो दिन पत्रकारको सहज आवागमनको लागि सूचना विभाग वा संचार गृहबाट जारी गरिएका परिचय पत्रका आधारमा सवारी साधन चलाउन पाइनेछ। साथै अस्पतालमा कार्यरत परिचय पत्र प्राप्त चिकित्सक, स्वास्थ्य कर्मी तथा कर्मचारीको सवारी साधन पनि चल्न पाउनेछन्। तर निर्वाचनको दिन सार्वजनिक र निजी यातायात साधन भने चलाउन पाइन्न। सार्वजनिक र निजी यातायात साधन नचल्दा मतदातामा पर्ने असर कम गर्न आयोगले के वैकल्पिक व्यवस्था गरेको छ? निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल,
4: सबै मतदान केन्द्रहरू र मतदान स्थलहरू व्यवस्थापन गर्दाखेरि ज जसको मतदाता नामावली छ त्यसको वरिपरि हुने गरी नै व्यवस्था गरिया हुन्छ। मतदाताहरूको लागि यातायातको आवश्यकता पर्दैन। यदि अब तपाईँ जिल्लै छोडेर अर्को जिल्लामा हुनुहुन्छ भने त अघिल्लो दिन जानु पर्यो होइन, नभए मतदाताको लागि वाकिङ डिस्टेन्समा मतदान केन्द्रहरू हुन्छन्। पहाडको दूर दरारमा कहीँ कहीँ एक डेढ घन्टाको वाकिङ डिस्टेन्स पनि हुनुसक्छ। अब अशक्त अपाङ्ग हिँडुल गर्न नसक्ने छुट्टै व्यवस्था छ, त्यसको लागि निर्वाचन अधिकृतबाट पास लिएर जान सकिने गरी व्यवस्था गरेको छ। र अहिले यो निर्वाचनमा यातायातको दृष्टिकोणबाट धेरै लचिलो नीति आयोगले अवलम्बन गरेको छ, त्यो कुराहरू यहाँले देख्नुहुन्छ।
0: आयोगले गरेको व्यवस्थाको जानकारी मतदाताले कसरी थाहा पाउँछन्? फेरि प्रवक्ता शालिग्राम शर्मा पौडेल,
4: त्यो त अब हामीले सार्वजनिक गरेका छौँ नि, यो अहिले तपाईँसँग बोले मैले यसरी थाहा भयो, हाम्रो फेसबुकमा गएको छ, हाम्रो ट्विटरमा गएको छ, रेडियो पत्र पत्रिका टेलिभिजनमा गएको छ, हाम्रो वेबसाइटमा छ, यसरी गरेका छौँ होइन। सर्वसाधारणलाई पासको कुरै आएन, त्यो दिन हामीले नेपाल सरकारलाई सार्वजनिक विदाको घोषणा गर्न पनि हामीले अनुरोध गरेका छौँ। त्यसो भएको हुनाले त्यो दिन त वाकिङ डिस्टेन्समा जाने, भोट खसाल्ने, घर आएर बस्ने, त्यो हो नि त कुरा।
0: आगामी मंगसिर 4 गते हुने निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा गरी जम्मा कति सांसद चुनिन्छन्? यस प्रश्नको उत्तर दिनुअघि नेपालमा अहिलेसम्म भएका संसदीय निर्वाचनमा चुनिने सांसदको संख्याको बारेमा चर्चा गरौं। विक्रम सम्मत 2015 भएको पहिलो प्रतिनिधि सभा निर्वाचनबाट 109 जना सांसद चुनिएका थिए। 2047 भएको प्रतिनिधि सभा निर्वाचनमा 205 निर्वाचन क्षेत्रबाट 205 जना सांसद चुनिए। 2051 र 56 चुनावमा पनि 205 जना सांसदकै लागि प्रतिनिधि सभाको चुनाव भयो। 2064 संविधान सभाको चुनावमा निर्वाचन क्षेत्र बढ़ाएर 240 पुर्याइयो। चुनाव पनि प्रत्यक्ष र समानुपातिक गरी दुई विधिबाट भयो। प्रत्यक्षमा 240 र समानुपातिकमा 335 सांसद मतदानबाट चुनिए भने 36 जना मनोनित सहित 601 जनाको संविधान सभा गठन भयो। 64 गठित संविधान सभाले संविधान बनाउने काम पूरा गर्न नसकेपछि 2070 पनि 601 प्रतिनिधिका लागि नै संविधान सभाको दोस्रो निर्वाचन भयो। संविधान सभा मार्फत 2072 नयाँ संविधान जारी गरियो। देशको शासकीय स्वरूप संघीय संरचनामा रूपान्तरित भयो। 7 प्रदेश गठन भए। संघमा प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी 2 सदन र प्रदेशमा प्रदेश सभाको व्यवस्था गरियो। निर्वाचन क्षेत्रको संख्या घटाएर 165 बनाइयो। 2074 भएको निर्वाचनबाट समानुपातिक 110 र प्रत्यक्ष निर्वाचित 165 गरी 275 जना सांसद सम्मिलित प्रतिनिधि सभा गठन भयो। यही मंगिर 4 हुने निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभाका लागि अहिले 2187 पुरूष र 225 जना महिला गरी जम्मा 2412 जना र प्रदेशसभातर्फ 2943 पुरूष 280 महिला गरी जम्मा 5636 जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन्। प्रतिनिधि र प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी कतिजना सांसद चुनिँदैछन्? निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भूषाल।
11: प्रदेश सभामा 275 जना र प्रदेश सभामा 550 जना गरी 825 जना नै निर्वाचित हुनुहुन्छ। त्यसमा एफपिटिभी र समानुपातिक दुवै तर्फको गरी प्रदेश सभामा 275 प्रदेश सभामा 550 जना चाहिँ निर्वाचित हुनुहुन्छ।
0: प्रदेश सभा र प्रतिनिधि सभामा चुनिएका व्यक्तिले गर्ने काम एउटै हो कि फरक फरक हुन्छ? फेरि ऋषिराम भूषाल।
11: प्रतिनिधि सभाको चाहिँ काम चाहिँ नेपालको संविधानले तोकेको अधिकार बमोजिमको विषयमा कानून तर्जुमा गर्ने, नीति निर्माण गर्ने, अध्ययन अनुसन्धान गर्ने, संवैधानिक निकायको प्रतिवेदनको पर जाँचबुज गर्ने, संविधानमा उल्लेखित निर्देशक सिद्धान्त तथा नीति र दायित्वको कार्यान्वयनको सन्दर्भमा अध्ययन अनुसन्धान गर्ने, सरकारको गठन गर्ने लगायतका कामहरू चाहिँ प्रतिनिधि सभाले गर्छ। प्रदेश सभाकक्षमा चाहिँ नेपालको संविधानले तोकेको अधिकार बमोजिमको विषयमा आफ्नो प्रदेशभित्रको कानूनको तर्जुमा गर्ने, नीति निर्माण गर्ने, प्रदेश सरकारको गठन गर्ने, प्रदेश सरकारको काम कारवाही उप निर्देशन गर्ने कामहरू प्रदेश सभाले गर्ने भयो। फरक के भयो भन्दाखेरि प्रतिनिधि सभामा जाने सांसदहरूले नेपाल सरकारको गठन लगायतका कामहरू गर्ने भयो, प्रदेश सभामा जानेले चाहिँ प्रदेश सरकारको गठन गर्ने र संविधानले तोकेका अरू कामहरू गर्ने भयो।
1: नेपालमा विक्रम सम्म 2072 नयाँ संविधान जारी गरियो। देशको शासकीय स्वरूप परिवर्तन भएर संघीय गणतान्त्रिक संरचनामा रूपान्तरित भयो। स्थानीय, प्रदेश र संघ अर्थात केन्द्र गरी 3 सरकारको व्यवस्था भयो। प्रत्यक्ष अर्थात पहिलो हुने, निर्वाचित हुने र समानुपातिक गरी 2 निर्वाचन प्रणालीबाट प्रतिनिधि र प्रदेश सभामा सांसदहरू चुनिने व्यवस्था लागू भयो। 2072 संवैधानिक व्यवस्था अनुसार नै 2074 स्थानीय, प्रदेश र केन्द्र अर्थात संघीय सरकारका लागि निर्वाचन भयो। स्थानीय सरकारले 5 कार्यकाल पूरा गरेपछि गत वैशाखमा स्थानीय तहको निर्वाचन भइसकेको छ भने आगामी मंगिर 4 प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुँदैछ। प्रतिनिधि र प्रदेश सभा निर्वाचन प्रत्यक्ष र समानुपातिक प्रणालीमा गरिन्छ। प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीमा के फरक छ? संविधानविद नीलाम्बर आचार्य।
12: प्रत्यक्ष भने जनताका प्रतिनिधि हुन्, अप्रत्यक्ष समानुपातिक भने पार्टीले मनोनित गरेका हुन्। पहिलेबाटै पार्टीले मैले यिनीलाई मनोनित गर्नेछु, मेरो भागमा कति पर्दछन् मतदानमा जनताले मत दिन्छन्, कुन पार्टीलाई पार्टी कलाई कति दिन्छन्, पार्टी कलाई कति दिन्छन् त्यही अनुपातमा उनीहरूले चाहिँ मनोनित गर्दा फेरि पुरुष, महिला, जात, जनजाति, दलित, मधेसी इत्यादिको जे जे अनुपात छ त्यो अनुपातमा चाहिँ उनीहरूले मनोनित गर्ने हो।
1: प्रत्यक्ष अर्थात पहिलो हुने, निर्वाचित हुने विधिबाट हरेक निर्वाचन क्षेत्रमा 1 उम्मेद्वार विजयी हुन्छन् भने समानुपातिक निर्वाचन प्रणालीमा सम्पूर्ण मुलुकलाई 1 निर्वाचन क्षेत्र मानिन्छ। निर्वाचनमा सहभागी दललाई प्राप्त मत प्रतिशतका आधारमा सीट बाँडफाँड गरिन्छ। निर्वाचनमा महिला, दलित, उत्पीडित, अल्पसंख्यक समूहको प्रतिनिधित्व सुनिश्चित होस् भनेर समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गरिएको हो। तर नेपालमा समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोग गरिन थालेको बताउनुहुन्छ संविधानविद नीलाम्बर आचार्य।
12: समानुपातिक भन्दा खास गरेर जनताको राम्रो पट्टो होस्, विज्ञहरू पनि आउन्, अनि जो चाहिने भोट मार्फत आउन सक्दैनन् ती चाहिँ समानुपातिक मार्फत आउन, ती त्यस्ता हुन् जो संसदमा चाहिने एकदमै सरकारलाई जिम्मेवार बनाउन र सरकार गठन गर्नमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने हुन्। यी सबै कुरा हेरेर चाहिँ समाजपातिको व्यवस्था गरिएको हो, त्यसको दुरुपयोग भएको छ।
0: निर्वाचन आयोगले मंगसिर 4 गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन कार्यनिर्देशिका 2079 दफा 28 तथा प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका 2079 दफा 28 बमोजिम समानुपातिक तर्फका उम्मेद्वारहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ। समानुपातिक तर्फ रहेका उम्मेद्वारहरूको बन्द सूची भनेको के हो? निर्वाचन आयोगका समानुपातिक निर्वाचन प्रणालीका मुख्य निर्वाचन अधिकृत गोकर्णमणि दुवाडी:
13: सम्बन्धित राजनैतिक दलहरूले हामी निर्वाचनमा भाग लिन्छौँ भनेर उहाँहरूले आयोगले तोकेको अवधिमा निवेदन गर्नुहुन्छ। सोका आधारमा सम्बन्धित प्रदेशको जति सदस्यको निर्वाचन हुने हो बढीमा त्यति र घटीमा त्यसको 10% अर्थात् हरेक दलले बढीमा 110 सदस्यसम्म उठाउन पाउँछन् र घटीमा 11 उठाउन सकिने गरी दलले उम्मेद्वारहरूको नामावली संविधान र कानूनले तोके बमोजिमको प्रतिशतमा अथवा समानुपातिक समावेशिताको सिद्धान्त बमोजिम हुने गरी उहाँहरूले नामावली पेश गर्नुहुन्छ। यो अन्तिम बन्द सूची भनेको आगामी मंगसिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतदानमा दलहरूले पाउने मतलाई आधार मानेर प्रतिनिधित्व गर्ने प्रणाली हो।
0: आयोगले सार्वजनिक गरेको बन्द सूची अनुसार प्रतिनिधि सभा र प्रदेशसभामा गरी 5,907 जना समानुपातिक तर्फ उम्मेद्वार रहेका छन्। त्यसमध्ये प्रतिनिधि सभाका लागि मात्र नेपाली काँग्रेसबाट 108 जना, नेकपा एमालेबाट 110 जना, नेकपा माओवादी केन्द्र नेपाल समाजवादी पार्टीबाट 110 जना र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट 88 जना उम्मेद्वार प्रस्ताव गरिएको छ। मंगसिर 4 गते निर्वाचन सम्पन्न भएपछि उनीहरूमध्ये को को सांसद चुनिन्छन् र उनीहरू कसरी चुनिन्छन्? फेरि निर्वाचन अधिकृत गोकर्णमणि दुवाडी:
13: यो हामीले प्रतिनिधि सभाको कुरा गर्ने हो भने नेपाल देशभरिको एउटा निर्वाचन क्षेत्र मानिन्छ। यसमा 110 सदस्य निर्वाचित हुन्छन्। त्यसमा देशैभरिबाट कुल मतलाई हामीले आधार मानेर दलहरूले पाउने मत विभाजन गर्छौँ। त्यसमा जति सदरमत हुन्छ त्यो सदरमतको 3% थ्रेसहोल्ड छ प्रतिनिधि सभामा भने प्रदेशसभामा 1.5% थ्रेसहोल्ड छ। यदि कुनै पनि दलले यो प्रतिनिधि सभाको कुल सदरमतमा 3% भन्दा कम मत प्राप्त गरे भने त्यो सिट विभाजनमा गणना गरिँदैन। त्यस कारणले कम्तीमा प्रतिनिधि सभातर्फ सदरमतको 3% प्राप्त गर्ने राजनीतिक दलले 110 सिट मध्ये समानुपातिक हिसाबमा कति आउँछ त्यो सिट बमोजिम चाहिँ उहाँहरूले त्यो सिफारिस गर्न सक्नुहुन्छ। त्यो सिफारिस गर्ने भनेको उम्मेद्वार यो चाहिँ अस्ति हामीले 9 गते प्रकाशित गरेको अन्तिम बन्द सूचीमा समाहित उम्मेद्वारहरूको सूचीबाट उहाँहरूले सिफारिस गरेर पठाउनु पर्छ।
0: कुनै पनि उम्मेद्वारले मतदातालाई धम्क्याई, डर देखाई वा कुनै प्रलोभन पारी भोट माग्न पाइँदैन। यस्तो गर्नु गैर कानूनी पनि हो। तर निर्वाचनको मुखमा मतदातालाई विभिन्न प्रलोभनमा पार्ने, पैसा बाँड्ने, मासुभात खुवाउने, खानेकुरा, लत्ता कपडा बाँड्ने गरेको पनि सुनिन्छ। निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसाल यसो गर्नु मतदानको दुरुपयोग हो भन्नुहुन्छ।
14: कसैले चाहिँ डोप प्रलोभनमा फसेर चाहिँ मतदान गर्न पाइँदैन, त्यो आचार संहिताको विपरीत कार्य हो। त्यो दिने मान्छे पनि आचार संहिताको चाहिँ उल्लङ्घन गरेको हुन्छ र दिनेले पनि त्यसरी चाहिँ प्रलोभनमा फसेर चाहिँ मतदान गर्नु हुँदैन। त्यो चाहिँ आफ्नो बुद्धि विवेक प्रयोग गरेर आफूलाई उपयुक्त लागेको उम्मेद्वारलाई मतदान गर्ने हो। लोभ लालचमा फसेर चाहिँ मतदान गर्नु होइन। यो चाहिँ कानुनी रूपमा यो राम्रो पनि होइन र यो गर्न पनि पाइँदैन।
0: कानून त प्रलोभनमा परि डराई वा लोभ लालचमा बहकेर भोट हाले त्यसो गर्ने मतदातालाई समेत कारवाही गरिन्छ। फेरि निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसाल:
14: आचार संहिता उल्लङ्घन गरेको आयोगले चाहिँ त्यसको जानकारी आयो भने त्यसको प्रमाणित हुन गयो भने आचार संहिता विपरीतकै कारवाही हुन्छ।
1: हरेक निर्वाचनमा मतदान कार्य सकिएपछि तत्कालै मत गन्न थाल्नुपर्छ। मत गर्ने ठाउँ सुरक्षित हुनुपर्छ। छिटो छरितोसँग मत गर्न सक्दा नतिजा पनि छिटो छिटो निस्कन्छ। तर मतगणना प्रक्रिया ढिलो हुँदा निर्वाचन आयोग र अन्य सरोकारवालाहरूले समेत आलोचना खेप्नुपर्छ। यसपालि मंगसिर 4 गते हुने निर्वाचनमा मतगणनाको प्रक्रिया के हुन्छ? निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्याल:
2: मंगसिर 4 गते बिहान 7 बजेदेखि 5 बजेसम्म तोकिएका केन्द्रमा गएर मतदाताले मत हाल्दछन् र त्यसलाई चाहिँ अब जनप्रतिनिधिले अन्तिममा चाहिँ त्यो मत हाल्ने समय सकिएपछि अब समय सकियो भनेर अनि चाहिँ चिरबन्दी गरेर त्यो सुरक्षित साथ निर्वाचन अधिकृत कार्यालयमा ल्याएर ती मतपेटिकाहरू बुझाइन्छ र सबै अब त्यो निर्वाचन क्षेत्र कन्स्टिट्युएन्सी जति छ त्यो भित्रका सबै मतदान केन्द्रका मतपेटिकाहरू आएपछि कति बेला कुन समयमा चाहिँ मतगणना सुरु गर्ने भनेर छलफल गरेर नोटिस गरिन्छ र त्यही तोकिएको मिति र समयमा गणना प्रारम्भ हुन्छ। जसमा सदर बदर छुट्याएर उम्मेद्वारको चिन्ह अनुसार चाहिँ कुन कुन उम्मेद्वारले कति मत प्राप्त गरे भनेर टुङ्गो लगाउने, त्यसको अभिलेखीकरण गर्ने, त्यसलाई प्रमाणीकरण गर्ने, परिणाम निकाल्ने, को विजयी भयो भनेर परिणाम निकाल्ने प्रक्रिया नै के हो त मतगणना प्रक्रिया हो।
1: नेपालमा विगतमा भएका चुनाव हेर्ने हो भने पनि मतगणना प्रक्रिया झन्झटिलो र ढिलो भएको पाइन्छ, जसले गर्दा परिणाम सार्वजनिक हुन लामो समय कुर्नुपर्छ। मतगणना गर्न बढी समय लाग्नुको कारण बताउँदै हुनुहुन्छ निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्याल।
2: अरूमा त त्यस्तो ढिलो होइन, स्थानीय तह निर्वाचनमा किन ढिला भयो भन्दा एउटा ठुलो पानामा 6 मतपत्र 7 प्रतिनिधिलाई एकैपटक मत हाल्नु परेको थियो, त्यस हिसाबले अरू बेला एउटा मतगणना गर्न लाग्नुभन्दा त्यहाँ चाहिँ 6-7 बढी समय लाग्थ्यो, त्यसले गर्दाखेरिमा 6-7 रिजल्ट चाहिँ निकाल्दाखेरिमा चाहिँ सबैले हेर्दाखेरिमा त्यो ढिलो भएको जस्तो हो। अब कुनै पदमा सदर पदमा अल्मलियो अलिकति प्राविधिक कारणले गर्दा त्यो अलिकति ढिला भएको हो, अब हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा त्यति ढिलो हुँदैन।
1: निर्वाचनको बेला सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न चुनौतीपूर्ण हुने गरेको छ। निर्वाचनको बेला ठाउँ ठाउँमा झडप हुने, मतपेटिका लुकाउने वा बोकेर भाग्ने, मतपत्र च्यात्ने लगायतका क्रियाकलाप हुने गर्छन्। मंगसिर 4 हुने निर्वाचन लक्षित गरेर नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा र केही वाम दलले चुनाव बहिष्कार गर्ने घोषणा पनि गरेका छन्। यसले गर्दा यसपटकको निर्वाचनमा पनि सुरक्षा व्यवस्था चुनौतीपूर्ण हुन सक्ने देखिएको छ। गत वैशाख 30 भएको स्थानीय तह चुनावमा पनि सुरक्षा व्यवस्थालाई चुनौती दिने

0: दिएन कसैले फिकर गर भने सबैले स्थानीय प्रहरीको टेलिफोन नम्बर 100 नम्बर र जिल्ला प्रहरी प्रमुखको 4/5 र सिडिओको 4/7 नम्बरमा फोन गरेर सहयोग लिन सक्नुहुनेछ।
1: 77 जिल्लाका 22,227 मतदान केन्द्र मध्ये 3,065 मतदान केन्द्रलाई प्रहरीले अति संवेदनशील र 4,478 मतदान केन्द्रलाई संवेदनशील भनी पहिचान गरेको छ। बाँकी रहेका अन्य सबै मतदान केन्द्र प्रहरीको सामान्य सूचीमा छन्। 7 प्रदेशमा 1,86,693 जना सुरक्षाकर्मी परिचालनको तयारी रहेको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयका प्रहरी प्रवक्ता टेक प्रसाद राई:
2: निर्वाचन कार्यलाई जिल्ला प्रहरीहरू परिचालन भइसकेका नै छन्। म्याजी प्रहरीहरू पनि हामीले भर्ना गरेर 1,15,000 मुलुकभर चाहिँ परिचालन हुँदैछ भने अब केही जिल्लाहरूमा हाम्रो प्रहरीहरू चाहिँ अपुग भएको हिसाबले हामीले केन्द्रबाट कार्यालयमा अति आवश्यक काम गर्ने बाहेक अन्य प्रहरी कर्मचारीहरूलाई हिजोदेखि हामीले चाहिँ थप मद्दतको लागि प्रदेशको जिल्ला जिल्लाहरूमा खटाइरहेका छौँ।
1: विभिन्न राजनीतिक दलबाट उठ्ने उम्मेद्वार त छँदैछन्। मंगसिर 4 निर्वाचनमा स्वतन्त्र उम्मेद्वारहरू पनि उल्लेख्य संख्यामा छन्। मंगसिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा देशभरबाट 867 जना स्वतन्त्र उम्मेद्वार चुनावी मैदानमा छन्। नेपालको चुनावी इतिहास हेर्दा शुरूवातीदेखि नै स्वतन्त्र उम्मेद्वारी परेको पाइन्छ। 2004 सालमा भएको नगरपालिका चुनावमा उठ्ने सबै 21 जना उम्मेद्वार स्वतन्त्र हैसियतमा थिए। 2015 सालमा भएको निर्वाचनमा मात्र दलबाट उम्मेद्वार बनेको पाइन्छ। त्यो बेला 109 सीटका लागि भएको चुनावमा 268 जना स्वतन्त्र उम्मेद्वार थिए। तीमध्ये 4 जना निर्वाचित भएका थिए। 2048 सालमा भएको निर्वाचनमा 19 जना स्वतन्त्र उम्मेद्वार चुनाव लड्दा 3 जना निर्वाचित भए। 2051 सालमा 385 जना स्वतन्त्र उम्मेद्वार मध्ये 7 जना निर्वाचित भए भने 2056 सालको निर्वाचनमा 633 जना स्वतन्त्र उम्मेद्वार थिए, तर कसैले पनि जितेनन्। 2064 सालको संविधान सभा चुनावमा 816 जनाले स्वतन्त्र रूपमा उम्मेद्वारी दिएका थिए। तीमध्ये 2 जना निर्वाचित भए। 2065 सालमा 6 सीटका लागि भएको उपनिर्वाचनमा 16 जना स्वतन्त्र उम्मेद्वार थिए, तर कसैले जितेनन्। 2070 सालमा भएको दोस्रो संविधान सभा चुनावमा 1,144 जना स्वतन्त्र उम्मेद्वार मध्ये 2 जना मात्र निर्वाचित भए। 2074 सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा 442 जनाले स्वतन्त्र उम्मेद्वारी दिँदा हुम्लाका छक्क बहादुर लामा मात्र निर्वाचित भए। यसरी नेपालमा भएका निर्वाचनको इतिहास हेर्ने हो भने स्वतन्त्र उम्मेद्वारको संख्या बढ्दै गएको पाइन्छ। जनताबाट प्रत्यक्ष चुनाव लडेर सांसद बनेका स्वतन्त्र सांसदहरूको भूमिका संसदमा कस्तो हुन्छ? कानूनविद चन्द्रकान्त गेवाली:
3: संसदभित्र चाहिँ जति पनि स्वतन्त्र सांसदहरू हुन्छन् होइन, दलको हित लाग्दैन र स्वतन्त्र तरिकाले आफ्नो विचार व्यक्त गर्न सक्नुहुन्छ अनि मतदान गर्न सक्नुहुन्छ, मत दिन सक्नुहुन्छ। यति मात्र हो कि स्वतन्त्र उम्मेद्वार चाहिँ बहुमतको सरकारको प्रधानमन्त्री हुन सकेन होइन, अपोजिसन पनि हुन सकेन, त्यस पछाडि माइनोरिटी पनि हुन सकेन। केवल चौथो प्रधानमन्त्रीको हकमा चाहिँ अरू दलहरूको सपोर्ट जनायो भने या समर्थन जनायो भने त्यो प्रधानमन्त्री बन्न सक्नलाई उसलाई चाहिँ ठाउँ रहन्छ र जनताबाट जसरी जितेर आयो के एजेन्डाहरू जनताका लिएर आएका थियो, जनताको म्यान्डेट कस्तो, म्यान्डेटलाई उहाँहरूले पुलस्त तरिकाले राख्न सक्नुहुन्छ।
1: हवस् त, नेपाल चौतारीको अर्को अङ्कमा निर्वाचनसँग सम्बन्धित अर्को महत्वपूर्ण विषयका साथ मंगलबार आउने नै छौ। तबसम्मका लागि हामी सबै बिदा हुन्छौ। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 85
2: होइन के भो
3: कस्तो रमाइलो भो देखेन यहाँ पोलेको
2: ल बेसरी नै पोल्यो
3: अब भक उमालेको पानीले बेसरी नपोलेर के बिस्तारै पोल्छ त

0: होइन
1: अब त्यस्तो बेसरी तातो भयो त आँखा सफा गर्दा छोरीलाई पनि पोड्ला नि, एकछिन चलाउन दिने कि उत्सव। अस्ति डाक्टरले तिमीलाई छुट्टै बोलाएर के भनेको थिए?
0: ए आमाको कुरा गरेको।
1: आमाको के कुरा रहेछ र डाक्टरले सुटुक्कै बोलाएर भन्नुपर्ने?
0: सुटुक्कै होइन, भेटेको बेला भनिहाले होला नि। अघिल्लो पटक छोरीको आँखा अपरेसन गर्दा आमाले झडै गर्नु भएको छ नि त, त्यही कुरा गरेको।
1: ए म त छोरीको आँखाकै कुरा हो कि भनेर नि। मसँग चाहिँ नानीको आँखा बिस्तारै ठिक हुन्छ, अनि पहिला जस्तो हेर्न नसके पनि जति जोगियो उति नै राम्रो हुन्छ भनेको थिए। अलि विचार पुर्याउनु पनि भनेको थिएँ है उत्सव।
0: ए अब त पानी पनि सेलायो होला, सफा गर्थ्यौँ है। खै रमा त्यो कपास देऊ त।
1: नानीको आँखा अब राम्रो बनाउने है त।
0: सन्देश बाबु,
2: हजुर,
0: त्यो बहिनीको छाइ छाइ बजाउने खेलाउन ल्याऊ त कान्छो।
1: अनि उत्सव, डाक्टरले बेला बेलामा हेर्ने हेराउने अभ्यास पनि गराउनु भन्दै थियो त।
0: थाहा छ हो मलाई पनि, त्यही भएर त त्यो छ्याइ छ्याइ बजाउने खेलाउन मगाएको सन्देशसँग।
2: बाबा यी बहिनीको बाजा
0: खैले रामा। अब सुक्खा हुने गरी पुस्तु त नानुको आँखा।
1: ल
0: छोरी यता हेर, छोरी यता हेर, आँखा खोल्ल खोल्ल।
2: बाबा यो के गरेको?
0: बहिनीलाई हेर्दै प्र्याक्टिस गराएको के?
2: म पनि गर्ने नि।
1: तिमीले के गर्नु पर्दैन बाबु, तिम्रो आँखामा केही भएको छैन नि। यी हेर त बहिनीको आँखामा पो समस्या छ त।
2: अनि यस्तो गरेर बहिनीले आँखा देखिन अब?
0: त्यही भएर त यस्तो गरेको नि, ठक्क लगाएर बहिनीको आँखा निको भएपछि दाइर बहिनीसँगै खेल्नु परेन त।
2: तर म त कथा सुन्ने हो।
0: कथा पनि सुन्ने अनि खेल्ने पनि, बुझिस्?
2: नाइ नाइ, कथा त अहिले सुन्ने हो।
0: अरे मेरो छोरा झन् कति ज्ञानी छ, भनेको कुरा एकदमै मान्छ। टक्क लगाएर म तला भएर सुत्ने बेलामा चार चारवटा कथा सुनाउँछु। हस्
2: उसो भए पाँचवटा कथा सुन्ने।
0: ल ल ल, पाँचवटै कथा सुन्ने है त। रमा यति मजाले मसँग बोल्ने खेल्ने झ्यामिने यस्तो छोरालाई मैले नै पो चिन्न नसके रहेछु त है।
1: खै उच्च छोराको अनुहार हेर्छु, पूर्णिमाको जुन जस्तै उज्यालो हुँदै आएको जस्तै लाग्छ। छोरीको आँखा हेर्छु, जताततै अन्धकार देख्छु। अब हामी छोरी सधैँ यस्तै त होला नि है उच्च।
3: कञ्चन यस्तो गीतमा नाच्ने
4: हुन्न र यो गीत
3: राम्रै त छ नि।
4: राम्रो त छ तर गुरु पूर्णिमामा यस्तो गीतमा के नाच्नु यार? अलि सफ्ट सफ्ट खाले नेपाली गीतहरू हुन्छन् नि त्यसैमा नाचौँ न हुन्न। खै मोबाइल दे त म खोज्छु।
3: ल यहाँ यस्तो त हुन्न। हो यो गीत ठिक छ बरु।
4: यसमा
3: अब फेरि यो गीत पनि हुँदैन नभन है तन्नु। यस्तै ताल हो भने चाहिँ गीत छान्दैमा समय जान्छ हाम्रो।
4: ल ल यसैमा गरौँ।
3: तन्नु गौरीलाई डान्स सिकाइदियो भन्ने त, त्यसलाई त डान्स पनि मजाले आउँछ नि।
4: अँ है गौरी, ए गौरी यहाँ आइज न।
3: हेर त अहिलेसम्म गीत बजाएको बजै थिए, गीत नबजा न अहिले, मोबाइलको चार्ज सकिन्छ के। मैले फेरि मोबाइलको चार्जर पनि लिएर आएको छैन।
4: बुद्धि हेर न यसको, चाहिने कुरा त के बोकेर ल्याउँथे। ल
3: बिर्सेछु के गर्नु त। ओइ तन्नु, हामीले त्यो गौरीलाई बोलाएको त्यो कुसुम चाहिँ किन आकी कति नै हुसैन बोलाएको जस्तो।
4: ओइ किन बोलाए कि तैँले? गौरी हामीलाई डान्स सिकाइदे न गुरु पूर्णिमाको प्रोग्रामको लागि।
3: अँ म र तन्नुलाई त्यो कुरा बुझ्नुपर्छ कुरा बुझ्नुपर्छ भन्ने गीतमा के।
4: अँ सिकाउने म नाच्ने चाहिँ तिमीहरू। किन तपाईँ नाच्ने हो? नाच्ने नि।
3: तिनजना नाच्ने कस्तो अड देखिन्छ त, चारजना भए चाहिँ हुन्थ्यो।
4: ओइ कञ्चन क्लासमा गएर सोध त कसरी गर्छ कि। क्लासमा किन जानु पर्यो, कुसुमले गरिहाल्छ नि होइन कुसुम?
3: म
4: भयो होस् अरूलाई नै भन्ने। जान गौरी अक्षताले नाच्छ कि गएर सोध।
5: हे आफूभन्दा जुनियरलाई किन सोध्नु पर्यो, कुसुमले गरिहाल्छ नि।
3: हुन्छ म गर्छु। होस् त्यसो भए त म नाच्दिनँ।
5: किन त कुसुमसँग नाच्नु हुँदैन र?
4: म पनि नाच्दिनँ कञ्चन, बरु तरमा मात्र नाचौँ।
6: तिमीहरू किन यस्तो भएको हो? म तिमीहरूको साथी होइन।
3: अँ तँलाई साथी भनेर तेरो नजिक गरेर हामीलाई अरू साथीहरूबाट टाढा हुनु छ र?
4: अँ भने फेरि तेरो के विश्वास, डान्स सिकेर प्रोग्रामको बेला गर्दिन भनिस् भने?
3: ओइ तनु, तैँले के कुरा गरे? म लास्ट आवरमा आएर डान्स गरिदिन भन्छु होला त।
4: के भेर, हरिशलाई पनि लास्टमा आएर धोका देखि होइन? बिचरा हरिशको हालत कस्तो छ देखा छेस्?
5: अब फेरि नचाहिने कुरा नगर त तनु,
3: बाँकी कुरा गरे त हो नि।
6: के हुँदैछ यहाँ? मुख्य कुरो कुसुम, के भयो, किन अँध्यारो नलगाए कि?
7: केही पनि होइन सर।
6: तिमीहरूलाई हेर्दा त केही नभएको जस्तो त छैन। गौरी, यहाँ के कुरा हुँदै थियो बताऊ। कुसुम, कता गएको? बस न बस।
7: होइन सर।
6: अब यहाँ के कुरा हुँदै थियो रे? कुसुम पनि उठेर हिँडी।
5: खासमा गुरु पूर्णिमाको प्रोग्रामको लागि डान्स सिक्न लाग्या सर। ऊ कञ्चन र तनु चाहिँ कुसुमलाई नराख्ने भन्दैछन्। अनि
6: किन किन नराख्ने कुसुमलाई?
3: खासमा नि सर, मेरो आमा बुवाले कुसुमसँग सङ्गत नगर भन्नुभएको छ के, त्यही भएर।
6: मुख्य कुरो किन?
4: कारण त सबैलाई थाहा छँदै छ नि सर।
6: मैले धेरै दिनदेखि याद गरिरहेको छु तिमीहरूले कुसुमलाई कस्तो व्यवहार गर्दैछौ भनेर। तिमीहरू एउटा कुरा के बुझ भने, कुसुमले केही गलत गरेकी छैन।
3: तर नि सर, उसले नराम्रो नगरेकी भए सबैले उसलाई किन नराम्रो भन्थे त?
6: ल मानौ, कुसुमले नराम्रै काम गरेकी हो रे। मुख्य कुरो उसले आफ्नो गल्ती सुधारेर अगाडि बढ्छु भन्दा हामीले उसलाई सेकेन्ड चान्स दिनुपर्छ कि पर्दैन भन त?
5: त्यही त।
6: तिमीहरू कुसुमसँग राम्ररी बोल्दैनौ, उसलाई एक्लो बनाउँछौ, त्यस्तो गरेर हुन्छ?
4: सबैले त्यही त गर्छन् नि, हामीलाई मात्रै भन्नुहुन्छ।
6: अरूले जे गरे तिमीहरूले पनि त्यही गर्नुपर्छ भन्ने छ? तिमीहरू त कुसुमको साथी होइन, तिमीहरूले त कुसुमलाई सपोर्ट गर्नुपर्छ।
4: खै होला सर।
6: कञ्चन, तनु, मलाई अरू कुरा थाहा छैन। अबदेखि कुसुमा नराम्रो गरेको देखे या सुने मात्रै भने पनि राम्रो हुने छैन।
8: यो बिसौना होटलको सर्भिस मात्रै स्लो भन्या त, नेट पनि लास्टै स्लो रहेछ यार।
9: नेट स्लो भन्छ, चलिरहेछ त
8: यहाँ पनि चल्यो।
9: के हो किसन, म्यासेज त गुटुङटुङ लाइन लगाएर आयो त, त्यही वेटरवालीको हो क्या हो?
8: तपाईँ जस्तो चाहिँ होइन है म, जे पाए त्यही नभन्नु न फेरि।
9: किन हो किसन, त अझै रिसाइरहेछस् क्या मसँग?
8: रिसाएको छैन, तपाईँसँग रिसाएर के नै पाउनु छ र मैले?
9: किन झोक्किन्छस् त, राम्रोसँग कुरा गर्थ्यो अनि झोक्के जसरी एन्सर दिन्छस् त?
8: आफै त्यस्तो गर्नुहुन्छ अनि?
9: मैले के भनेको छु र तँलाई, त्यही वेटरवालीको म्यासेज भन्न नहुने?
8: त्योसँग त उहिले लफडा परिसक्यो नि मेरो, अनि उसको म्यासेज आइरहन्छ त अझै।
9: अनि त्यही कुरा राम्रोसँग भन्दा नि त हुन्थ्यो नि, खै त्यो पानी पुरा त
8: ए लिनु।
9: अनि तेरो घरमा अचेल केही कार्यक्रम भइरह्यो र
8: भन्नाले?
9: त्यस्तै पूजा आजा केही
8: छैन त। किन नि?
9: फेसबुकमा त्यस्तै स्ट्याटस देखाएको थिएँ।
8: के देख्नु भयो र फेरि?
9: घर छोड्नु परे पनि हाम्रो माया चाहिँ नछोड्नु है भनेर लेखा थिइस् त।
8: ए त्यो दिदीको बिहे गर्ने कुरा चलाएको थियो त्यही हो।
9: ए मलाई पनि त्यस्तै शङ्का लागेको थियो। अनि कुरा फाइनलै हो?
8: भएको छैन, फाइनल भए भए त तपाईँलाई कार्ड आइहाल्थ्यो नि।
9: ए कार्ड नै पो आउने हो? त्यस बेला त लास्टै रिसाएको थियो त, अनि के सम्झेर कार्ड पठाउँछौ फेरि?
8: अब त्यति बेलाको अवस्थै त्यस्तै थियो त।
9: ल भइहाल्यो, अब यस्तो बितेका कुराहरू धेरै नखोतलेकै राम्रो।
8: त्यो त हो विवेक दाई, तर तपाईँले आफ्नो बानी चाहिँ सुधार्नुपर्छ है, नत्र जतिखेर जहिले नि कुटाइ खानु पर्ला फेरि।
9: अब छोड्दिउँ यो कुरा।
10: होइन, के छुट्ने कुरा भइरहेछ हौ, हुन नसके साला भेनाको, कुनै बेला त देख्यो कि काटोला चाहिँ गर्थ्यो त।
8: ह्या आयोस् तँ पनि यार,
9: यसको दिदीको खुट्टै ढोगेर माफी मागिसकेको छु त, सकेन कुरो त आफै भन्दा आयोस्।
10: ल ल, तिमीहरूको कुरो मिलिसक्यो होइन, म के भन्नु। खै किसन, अहिले पर्छ त
8: आज त टाइममै आएछस् त आयुष।
9: त्यही त, फुर्सद पाएछस् त आज, तेरो त्यो रोहन दाईले अझै प्र्याक्टिस गरौँ भनेन?
10: ए त्यसका कुरै नगर्नु यार, म त हुक्क हैरान भइसक्यो भने।
9: धेरै चिप्लो लगाएपछि यस्तै हुन्छ, पहिला त खुब जति बेले रोहन दाई गर्थिस् त हामीलाई त भालै दिन्नथिस्, अचेल फेरि के भयो?
10: पहिला यस्तो हुन्छ भन्ने के थाहा त, आफूभन्दा सिनियरलाई यसो मान गरौँ भनेको त, अचेल त लास्ट झट्टै पुगाउन थाल्यो त यो रन्दाइले।
8: प्र्याक्टिस गराएको त राम्रै हो नि, प्र्याक्टिस गर्दा पनि किन गाह्रो मानेछस् त फेरि?
10: प्र्याक्टिस गर्न गाह्रो भएको भन्दा पनि प्र्याक्टिस सकेर फेरि कता जानुपर्ने, गफ गर्नुपर्ने, के हो के भन्ने कुराले पो हैरान पार्न थाल्यो त।
8: मैले पनि बुझ्न नसकेको त्यही हो भने, प्र्याक्टिस गरिसकेपछि पनि फेरि सँगसँगै घुम्नुपर्ने कारण चाहिँ के हो?
10: के हो मलाई पनि के थाहा त, केही भन्यो भने गेमबाटै निकालिदिन्छु भन्छ।
9: अब रोहनले यसलाई कहिले राति पनि प्र्याक्टिस गर्न आएछ भनेर बोलाउँछ नि थाहा पाउँछस्।
10: के भन्नुहुन्छ यार विवेक भाइ पनि?
8: मलाई त अहिले मेरो प्रहरी अङ्कलको याद आयो यार।
9: के याद आयो तँलाई फेरि अङ्कलको?
8: हाम्रो अङ्कल प्रहरीमा भर्ती भएको समयमा पनि यस्तै केटा थियो अरे है, अनि जति बेला पनि अङ्कलको पछि लागेको लागे भने छुट्टी नै नमान्ने, यही रोहन जस्तै।
9: त्यसैको छोरा हो क्या यो रोहन पनि? एकपटक तिर अङ्कललाई सोधेर यसको सात पुस्ता निकाल त।
8: त्यसले अहिलेसम्म बिहे नै गरेको छैन रे, तपाईँ सात पुस्ताको कुरा गर्नुहुन्छ?
9: जहिले केटाहरूको पछि लाएर हिँड्नु हो, अनि केटीहरूसँग के बिहे गरोस् त?
8: त्यही त भन्या, यो रोहनले पनि जहिले आयुषलाई छाड्दै नछाड्नुको कारण चाहिँ कतै यो आयुष पनि त्यस्तै खालको केटा त होइन।
9: के भन्छ यो?
8: खासमा त सँगसँगै हुँदा चाहिँ रोहनले कस्तो व्यवहार गर्छ हौ आयुष, नडाँटी भन्दा हामीलाई।
11: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
12: गत हप्ता सोधेको प्रश्न थियो, उत्सव र रमाकी छोरी पूर्णिकालाई केमा समस्या देखिएको छ, आँखामा कि कानमा? यसको सही उत्तर हो आँखामा। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत गोर्खाबाट विनोद बराम, सुर्खेतबाट भगवती रोकाए, ओखलडुङ्गाबाट सानिया धमला र बैतडीबाट दीपक महर विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, कुसुमको पुनः विद्यालय जाने निर्णय सही हो कि गलत? प्रश्न फेरि एकपटक, कुसुमको पुनः विद्यालय जाने निर्णय सही हो कि गलत?
13: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार। आजी।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 10।
2: जगत यही बसौँ न।
3: हो हुन्छ, यहीँ बस्दा नि हुन्छ। लजु जोयसी तिमीहरू पनि यता बस त।
4: ओके बाबा।
5: ओके बाबा।
3: रिजोर्ट चाहिँ ठाउँ छानेरै बनाएको रहेछ। माझकोट बजार र वरपरका सबै गाउँ प्रष्टै देखिने रहेछ। यो रिसोर्ट खोलेदेखि यस्तो आउन मन लागिरहेको थियो, मौका नै मिलिरहेको थिएन। आज बल्ल जुर्यो।
2: त्यही त नि
5: जोयसी, ऊ पर हेर त हिमाल कति राम्रो है दिदी।
6: एक्सक्युज मी, हजुरहरू के लिनुहुन्छ होला?
2: जोयसी तिमी के खाने छोरो?
5: म त लस्सी खाने। म पनि खान्छु नि लस्सी।
3: भइहाल्छ नि। ललिता तिमी चाहिँ के खाने?
2: खाना चाहिँ तिम्रो चोइस गर, बरु लस्सी चाहिँ खाइहालौँ न।
3: यहाँको स्पेसल के छ, के खुवाउनुहुन्छ हजुरले?
6: ए यहाँको स्पेसल चाहिँ फापरको ढेँडो र कालिजको मासु छ सर।
5: आहा ढिँडो नै रहेछ।
6: ढिँडै गरिदिउँ त सर।
3: हुन्छ त्यही गरिदिनु है।
6: हजुर सर।
2: त्यो लस्सी चाहिँ पठाइदिइहाल्नु न है।
6: भइहाल्छ म्याम।
5: हामी बस्तीपुरमा पनि यस्तै ठाउँमा खाना खान जान्थ्यौँ नि जोसी, अनि मलाई चाहिँ किन नलगेको? तिमी जन्मेकै थिएनौ, कसरी लानु? म पनि बस्तीपुर जाने
3: हो। अब मम्मीको बिदा मिलेपछि जानुपर्छ है त।
5: हुन्छ।
2: बरु मलाई त्यो एकपटक विलासनगर चाहिँ कस्तो घुम्न जान मन लागेको थियो।
3: हो र, तिमी बिदा मिलाऊ अनि जाउँला नि। के भएर आउने स्याटरडे चाहिँ ऊ त्यो पारीको पाटन अनि त्यो तलको भुङ्रे खोला छ नि, हो त्यसको छेउमा जाउँला। कस्तो रमाइलो ठाउँ रहेछ।
2: हो र,
5: खोलामा माछा नै छ हो बाबा।
3: किन नआउनु नि, कति धेरै छ, यत्रो यत्रो ठुलो माछा पाइन्छ त्यहाँ।
6: ल है त हजुर, लस्सी आयो।
5: म पनि माछा हेर्न जाने।
3: भइहाल्छ नि मेरो कान्छी छोरी।
5: कस्तो मिठो रहेछ है लस्सी।
2: मिठो रहेछ।
3: ल मैले त सकाए।
5: मामु मामु ऊ त्यहाँ पिङ रहेछ, म पनि पिङ खेल्छु नि।
2: लजु जाऊ त बहिनीलाई पिङ खेलाइदेऊ।
5: हुन्छ ल जोसी। मामु फोन दिनु त, बहिनीको टिकटक बनाइदिन्छु।
2: यी ल्याऊ, छोरलाई है विचार गर।
5: हुन्छ हिँड जोसी।
3: ल जाऊ तिमीहरू बाहिरै जाऊ पिङ खेल।
2: जगत तिम्रो फोन आए जस्तो छ हेर त।
3: ए
2: कसको?
3: पब्लिकेसनबाट रहेछ। एकछिन है। हेलो हजुर नमस्कार। हजुर हजुर ठिकै छ हजुर। म यतै माझकोटमै छु त। हो हजुर हजुर, नयाँ किताबको काम हुँदैछ। ए हो, हुन्छ सर भइहाल्छ नि। यस्तो पऱ्यो भने त खबर पाऊँ न। हुन्छ हुन्छ, भर्चुअल मिटिङ गर्न सकिन्छ। हुन्छ हुन्छ हुन्छ। ओके ओके ओके ओके बाई।
2: के भन्छन्?
3: मेरो किताबको नयाँ संस्करण निकाल्ने रे।
2: यो त चौथो संस्करण हुने भयो होइन?
3: हो।
2: ल बधाई छ है।
3: के को मलाई बधाई हो र, यसको त सबै श्रेय तिमीलाई जान्छ नि
2: है।
3: अनि त
2: अनि लेखकज्यू अर्को किताब कहिले सकिन्छ त अब?
3: हेरौँ, एक महिना जतिमा सक्छु कि।
2: के भयो, के सोचिरहेको?
3: ए के होइन,
2: कि लेखकज्यू किताबको कुरा गरेको त्यहीको पात्रमा पुग्यो?
3: होइन होइन, त्यही सन्देशलाई सम्झिरहेको थिएँ। बिचरा हामी आउने बेला जाने भनेर त्यस्तो झगडा गर्दा नि निम्कोली आन्टीले पठाउनु नि भएन। कस्तो नमजा लाग्यो कि मलाई त।
2: त्यही त है, त्यो पछि हामीसँग आउँदा के नै हुन्थ्यो र?
3: बिचरा कहीँ घुम्न जान नि पाएको छैन होला। हामी यहाँ आएको यत्तिका भइसक्यो, कहीँ गएको थाहा पाएको छैन अहिलेसम्म।
2: त्यही त,
3: फेरि उसको आमा बाउलाई पनि केही मतलब छैन भने। बिचरा सन्देश,
2: खुब पिर गरेको छौ त सन्देशको। तिमीलाई पनि अझै छोरा पाउने रहर लागिरहेको छ के हो हजुर?
7: प्रत्यक्ष वा अप्रत्यक्ष सबै
8: गाह्रो, मलाई त घोक्नै मन लागेन परिणाम र सरिणाम। ला
9: ओए कुसुम, के भयो? केही नि होइन।
8: ला माथि अब मलाई गौरीले।
9: ओए के भयो, केही भएको छैन? केही फुटेको जस्तो आवाज आएको थियो त।
8: छैन के,
10: के पठाएको छैन?
11: यो टेबलमा भएको फ्रेम खै त
10: कुन? यहाँ फ्रेम थियो? ए, मैले त यादै गरेको थिइनँ।
11: निरजले मेरो बर्थडेमा दिएको फ्रेम के? ए, कहाँ गयो भन्न छिटो, ए छिटो भन्न यार कुसुम।
10: किताबले लागेर फुट्यो अनि डस्टबिनमा फालिदिए।
11: भादनी, त्यस्तो राम्रो फ्रेम चाहिँ फुटाएर मरिछ।
10: नरिसान जानी जानी होइन के,
11: अब फुटी त सक्यो, अब रिसाएर के ला चिया खा।
10: एकछिन स्यालाओस् ल, तातो खानै सक्दिनँ म।
11: त्यो च्याप्टर घोकिसकिस्?
10: गगना च्याउला आयो कि, आइछ न बरु एउटा टिकटक बनाऊ।
11: अँ, घरमा चाहिँ पढ्न जान्छु भने नि, यहाँ आएपछि टिकटक बनाएर बस्ने? पढ्दैन, खुरुक्क पढ, जा चाउन लगाइसक्यो टिकटक।
10: ए, के हुन के, एकचोटितिर मोबाइल दे त, त्यसको क्यामेरा कस्तो राम्रो छ, दे न।
11: यो केटी त उता टक्या मुनि छ, निकाल, पहिला चिया खा, सेलाइसक्यो।
10: कसको मेसेज आयो फेरि? निरजको रहेछ, पढ्छु है केले के रहेछ।
11: पढ्दैन, अहिलेको मेसेज हेर्न हुँदैन भने थाहा छैन, मोबाइल देख रुका।
10: हेर मेरो लुगामा झन्डै पोक्थी, अब त नपढी छोड्दिन। निरजी लेख्नुहुन्छ, मेरी गौरी, आज दिउँसो एकछिन निदाएछु,
11: मोबाइल दिए भनेको कुसुम।
10: सपनामा तिमीलाई आफ्नो श्रीमती र हाम्रा प्यारा प्यारा दुई छोरा छोरी भएको देखे। ओहो, यस्तो
11: खतरा,
10: नखोस् न, दिउँसोको सपना साँचो हुन्छ भन्छन्, सपना विपना हुने दिन कहिले आउला मेरी माया।
11: ए, कस्तो रहेछ भने, अर्काको मेसेज नआयो भने होइन, मैले चाहिँ अहिले नआयो भने चाहिँ
10: कहाँबाट भेट्टाइस तैँले यस्तो नमुना?
11: पहिला सिनियर केटाले माया गर्छ जस्तो लागेर ओके भने, अहिले त मलाई झ्याउन थालिसक्यो भने।
10: कसले आफूभन्दा 7-8 वर्ष छिटो केटासित लभ गर्नु भन्थ्यो तँलाई?
11: त्यही त भने, खाली बिहे गर्ने, बच्चा पाउने, घर बनाउने कुरा मात्र गर्छ भने दिक्क लाग्दो।
10: ब्रेकअप गर्दैन टन्टै साफ,
11: म पनि त्यस्तै लागिरहेछ।
10: ए साँच्ची, तँलाई एउटा कुरा थाहा छ?
11: के कुरा?
10: हिन्दू बाउजू बच्चा पाउने हुनुहुन्छ नि।
11: ए हो र,
10: अस्ति घाँस काट्न जाँदा बाउजू भोमिट गरेर ढल्नुभयो, म कस्तो आत्तेको, दुई जिउ भएको रहेछ, 2 महिना भइसक्यो रे।
11: ए, जे होस् घरमा बच्चा आउने भयो, बच्चा भएको घर कस्तो रमाइलो हुन्छ है।
10: मलाई नि कस्तो मनपर्छ नि बच्चा, मेरो सानो मामाहरू विलासनगर जानु अघि म भाइलाई भेट्न सधैँ मामा घर गइरहन्थे, कस्तो पछ्याउँथ्यो मलाई, अहिले त ठुलो भइसक्यो होला, एसई सकेपछि म त भेट्न जान्छु।
11: ए साँच्ची, हरिश पनि एसई पछि पढ्नलाई इन्डिया जाने रे है?
10: हो र, कसले भन्यो तँलाई?
11: हरिशले नै भनेको, किन तँलाई थाहा छैन र?
10: अह, मलाई त केही भनेको छैन हरिशले,
11: होइन होला,
10: कस्तो पत्याउँदिन, साँच्ची भने विद्या कसम।
11: अनि अरू साथीहरूलाई पनि थाहा छ त, त्यो हरिशले सबैलाई भन्यो, तर तँलाई चाहिँ किन नभन्यो होला है? केही न केही कारण त पक्कै हुनुपर्छ, तँलाई त्यस्तो लाग्दैन कुसु?
12: बुबा हजुरलाई रोटी बनाइदिनुपर्छ कि भात भए नि हुन्छ?
13: भइगयो, आज भातै खाउँला।
12: रोटी नै खाने भयो नि बनाउला, पिठो सधैँ छ।
13: पर्दैन पर्दैन, बरु तातो पानी तताएर, मलाई राति तातो पानी चाहिन्छ।
12: पानी त मैले सुरुमै तताइसकेको छु बुवा, ऊ त्यहाँ थर्मसमा राखेको छु है।
13: ए आइज, तेरो अघिदेखि यो मोबाइलमा ट्याङ ट्याङ टुङटुङ गरिरहेको छ त,
12: खोइ यता दिउँ न, मेसेज आयो होला।
13: ला, अनि त्यो दाल तरकारीमा पिरो नहालेछ है, डाक्टरले मलाई चिल्लो पिरो नखानु भनेको
12: छ। छैन हालेको,
13: यो ग्यास्ट्रिक हो कि के हो, जहिले पेट ढुस्स हुन्छ।
12: अनि ग्यास्ट्रिक नि किन नहोस् त, तपाईँ जहिले खाली पेट हिँड्नुहुन्छ, अनि
13: नभ्याएको बेलामा के गर्नु त, फेरि आमाको ताल त्यही हो, बहिनीहरू पढ्ने मान्छे उनीहरूलाई के भन्नु, अनि आफै नजोतिएर हुन्छ त।
12: बहिनीहरू त राम्ररी पढिरहन् नि,
13: पढेकै त होला नि, घरमा केही काम गर्दैन। ए आइस, त कति मोबाइल चलाउँछस् हँ, तरकारी डढे जस्तो छ, हेर त।
12: ओहो, धन्दै डढी भएछ।
13: होइन, पढ्ने मान्छे यसरी मोबाइलमा झुङ्गेर हुन्छ?
12: सधैँ त कसले हेर्छ र बुवा, कहिले काहीँ फुर्सद हुँदा त हो।
13: ए आइस, त अब केटाकेटी छैनस् है, सबै कुरा बुझ्ने बेला भयो, के गर्नुपर्छ के गर्नु पर्दैन अब थाहा पाउनुपर्छ। अनि जाँच कहिले हो नि?
12: हुन्छ होला चाँडै नै, फीहरू पनि तिर्न बाँकी नै थियो अनि अलिअलि खर्च चाहिएको थियो बुवा।
13: अनि अस्ति तँलाई भर्खर मैले 18,000 दिएको होइन,
12: कोठा भाडा नि दिए अनि यताउता गर्दा सकियो नि।
13: अनि यसरी तैँले खर्च गरिस् भने कसरी पुर्याउने केटा?
12: अस्ति साथीहरूले बर्थडे मनाउनु भने अलिअलि त्यता खर्च भयो।
13: घर व्यवहार कसरी चलिराखेको छ, सकेर गरेको छ कि नसकी गरेको छ थाहा पाउनु पर्दैन?
12: त्यस्तरी नचाहिने नै खर्च त मैले नि गरेको छैन बुवा, अलिअलि क्रिकेटका सामानहरू किनेको थिएँ।
13: अब त्यस्तै त्यस्तैमा खर्च गर्छस् र त जति गरे नि पुग्दैन होइन? त्यो क्रिकेट पनि कति खेल्नु परे हो तँलाई?
12: होइन त्यस्तो धेरै त खेले होइन बुवा, यो विलासनगर युवा क्लबले क्रिकेट आयोजना गरेर रहेछ, त्यसमा खेल्ने चान्स पाएर मात्र खेलेको हो।
13: हेर आयुष, त्यस्तो खेलेर हिँड्नुभन्दा बरु त्यो मिठुको छोराले जस्तो जागिर खाएर पढे हुँदैन?
12: जागिर खान यहाँ त्यति सजिलो छ नि तपाईँले भनेको जस्तो।
13: जागिरै खान्छु भनेर हिँड्यो भने नपाउने हुन्छ र? दुनियाँका छोराछोरीले खाइरहेका छन् त।
12: बुवा पनि खाना पाक्यो, अब खाने हो,
13: एकछिनमा खाउँला। हेर आयुष, सधैँ हाम्रो घरमा पनि बस्न भएन है?
12: कमाउला त हो बेला आएपछि, अलिअलि खर्च माग्यो भने दुनियाँ कुरा सुनाउनुहुन्छ। त्यो विवेक दाईले जस्तो खर्च गर्ने भए कस्तो गर्नुहुन्थ्यो होला?
13: त्यस्तासँग आफूलाई दाँजेर हुन्छ? उसको बाउ नै टन्न पैसा कमाउने मान्छे, हामीले उनीहरू जस्तो बेइमानी गरेर कमाउन सक्दैनौँ।
12: बेइमानी नै किन गर्नु परेर बुवा? साँच्ची यसपालि त्यो हाम्रो घर अगाडिको बाटोको ठेक्का पनि उनीहरूले नै पायो अरे होइन?
13: त्यही त, त्यही बाटोले गर्दा आफूलाई हैरान भएको छ।
12: किन हैरान नि तपाईँलाई चाहिँ?
13: मलाई त्यो बाटोको उपभोक्ता समितिको अध्यक्ष बनाएका छन्।
12: के भयो त, राम्रै त हो नि।
13: के राम्रो हुनु, हुँदैन खाँदो दुःख मात्रै, बेकारमा बसेछु।
12: अनि के भयो र?
13: के हुनु नि, त्यही विवेकको बाउले कता कता मिलाएर खरलप्प पैसा खाएछ।
12: त्यति खाएर त पैसा छ नि, तपाईँले टाउको किन दुखाउनु?
13: नदुखाएर भयो, त्यहाँ भ्रष्टाचार हुँदा मेरो नाम जोडिँदैन? अहिलेसम्म इज्जतमा बसेको मान्छे त्यहाँ म मुछिन्छु त?
12: होइन, आफूले गल्ती नगरेपछि किन मुछिनु नि?
13: अध्यक्षको हैसियतले मैले जवाफ दिनु पर्दैन, त्यही भएर नि म यहाँ आएको हो।
12: ल यहाँ चाहिँ किन नि?
0: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, नाटकमा भविष्यमा कवि बन्न चाहने पात्र को हुन्? यसको सही उत्तर हो कुसुम। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत अछामबाट दीपक परियार, कञ्चनपुरबाट हिना बोहरा, कैलालीबाट देवेन्द्र धामी र बर्दियाबाट शान्ति थारू विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँहरूले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, विलासनगरका आयुष र खुसबु कुन खेल खेल्न मन पराउँछन्? प्रश्न पुनः एकपटक, विलासनगरका आयुष र खुसबु कुन खेल खेल्न मन पराउँछन्? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार शुरूमा 2, त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: हेर्दै दुई वर्ष कि भइहाली नै पुर्णिका
1: हो नि दाइ, जन्मेपछि हुर्किन कति बेर लाग्दो रहेछ र बच्चालाई।
2: म पनि के, मलाई पनि तिमीहरूले गिफ्ट ल्याएका छौ त?
1: तक्कला र केक त गिफ्ट ल्याउनलाई मात्रै हो नि फेरि।
2: मैले त केही गिफ्ट नै ल्याएको छैन।
1: मैले त जिस्काएको मात्रै हो क्या। ललिउ जोयसी, यो चाहिँ तिमीलाई।
3: अनि टिको लगाउनु पर्दैन कन्या केटीको जन्मदिनमा? त टिको लगाइदिएर दान दक्षिणा दिएर मात्रै खाने हो जे जे खाए
4: पनि।
1: काकाको कुरा पनि ठिक हो है, आफ्नो राम्रा संस्कार र चलनलाई त मान्नै पर्छ।
3: यो त पुस्ता पुस्तामा सार्दै लानु पर्छ। खै त हजुरआमा, हजुरआमाले दियो बालेर टिका लगाइदिनु पर्ने सुरुमा घरकै मुली मान्छे देख्दिनँ म, कहाँ जानु हो खै।
5: मेरो के भाउ छ र यहाँ, म नभए पनि चलेकै छ त सबै।
6: आमा आउनु न, टिका तयारी छ, तपाईँले लगाइदिनु न, अनि केक खाउँला सबैले।
5: केक सेक त काटिसक्यो, अब टिका पनि लगाइदेऊ न तिमीहरूको छोरीलाई, तिमीहरू आफैले।
1: धेरै भाउ नखोज्नु न भने, टिका लगाइदिए त भयो क्या नि। ए आमा पनि
5: के, यहाँ आमा तेरो यहाँ आमा हो म के भनेदेखि, सोमत नभएको स्वाट।
6: यस्तो रमाइलो खुसियालीको बेलामा त नरिसाउनु भयो हुने हो आन्टी।
1: चित्त चाहिँ केमा बुझेन आन्टीको?
5: के चित्त बुझ्ने गरेका छन् र, यस्ता धेरै ढसा पारेको स्वाङ रचेको राम्रो होइन के।
1: होइन कसले के स्वाङ रच्यो भने फेरि,
5: बर्थडे मनाउने, खुसियाली मनाउने, खसी काट्ने, भोज भतेर गर्ने त छोराको बिहामा हो।
6: अरे
5: एक त छोरी मान्छे त्यसमाथि संसारै
6: नदेखि
5: बर्थडेमा नौटङ्की गर्नुपर्छ र।
1: तपाईँ जे मुहा आयो त्यही नबोल्नु न आमा, बस्न मन छ भने यहाँ थुपुक्क बस्नु, नभए आफ्नो कोठामा गएर बस्नु त।
7: भोभो उत्सव आमासँग त्यसरी नबोलन दिन।
3: मान्छेलाई आफूलाई लागेको कुरा भन्न दिनुपर्छ के, झगडा गर्ने होइन।
5: झगडा सगडा केही होइन के भनेदेखि, खाने बहाना नै चाहियो भए अरू हजार बहाना भेट्दा हुन्, उतै धावा सावातिर भोज भतेर गरे हुन्थ्यो नि। मेरै आँखा अगाडि यो भाग्यले ठगे कि अभागिनीको जन्मदिन भनेर तामझाम गरेको चाहिँ पचाउनै गाह्रो भयो के लालु बाबु मलाई।
1: अब चाहिँ अति भयो आमा, मैले मेरै पैसाले मेरो छोरीको जन्मदिनमा खुसियाली पनि मनाउनु नपाउने अब
5: के भनेदेखि, धेरै खुसियाली मनाउने रमाइलो मनाउने भनेर फुरफुर नगर, फुरफुरे बानीले छिट्टै शोक मनाउनु पर्ने दिन पनि आउन सक्छ यहाँ।
1: के भन्नुभयो तपाईँले, फेरि भन्नुहोस् त।
6: आमाले जे पायो त्यही नभन्न त उस्तो।
1: आमा हुन्, एक दिन त मनमा हरि पलाउला नि भनेर चुप लगाएर बस्यो, रात दिन यही छोरीलाई जे पाए त्यही भनेछ, जे पाए त्यही भनेछ, कति सहनु मैले मात्रै।
5: जे देखे त्यही भने,
1: तिम्रो आँखा मात्रै राम्रा, तिमीले मात्रै देख्न सक्छ सबै, जे पायो त्यही। तिम्रा यी आँखा सधैँभरि यस्तै चम्किला भइरहन्, हामी आजदेखि यो घर छाडिदिउँ ल भयो। अब
3: होइन के भन्छ यो उत्सव,
1: जुन घरमा आफ्नै सन्तानको अपमान हुन्छ उसको शरीरको खोटलाई अभागिर सबै भनेर हेप्या छ, यस्ता गरेर किन बस्नु म पनि। हामी आजै निक्लिन्छौँ अनि दुइटै आज भकाँदै कतर्दै हसुर्दै बस्नु तपाईँ आमा।

0: खाँदै त छु नि, जति खाए पनि पुग्दैन है तँलाई। ल घिच, ल पानी पनि खा।
1: बोतलको पानीले आँखा सन्काइसनेले इज्जत गयो पिउने बनिले।
0: आज त दिउँसै धोकेर आइपुग्यो।
1: बोतलको पानीले आँखा सन्काइसनेले।
0: ओइ ल ल खाल्टो छ त्यहाँ। मैले भन्दै त थिएँ कति चाहिँ धोक्या होला, यत्रो ठुलो खाल्टो पनि नदेख्ने।
1: मलाई कसले धकाल्यो मलाई यहाँ, कसले धकाल्यो?
0: आफू आँखा हेरेर हिँड्नु छैन, कसले धकाल्यो कि आँखा साखा पनि भट्टीतिरै छोडेर आयो?
1: जानी जानी मलाई खाल्टा खसाल्ने, तँ अझ आँखा हेरेर हुन्छस्?
0: बढी कुरा नगर है, मैले कसरी खसाले तिमीलाई खाल्टोमा?
1: मलाई मलाई मलाई पहिला बाहिर निकाल्यो नि भन्छु।
0: लागिरहेछ,
1: निकालिदिनुहोस्। तैँले ननिकाल्दैमा नेत्र हिलैमा गाडेर बस्छ भन्ने सोचेकी होलिस होइन?
0: ए भगवान्, हुती भन्दा फुर्ती बढी भने यही हो, खुट्टा सोसो गरेर टेक्न सकेको छैन। गाह्रो भएपछि अय भन्न पनि नपाउने मैले, आफूलाई कमर दुखेर सिधा गर्न नहुने भएको
1: छ। दुख्दो रहेछ है तेरो त्यो कमर पनि, के किन नाच्दा नाच्दा कमर हल्लाएर नाच्यो?
0: हेल्थ पोस्टको मिसले एकपटक जचाउन मास्कोट जानु भनेको छ भनेर भनेको भनै छु, उसलाई चाहिँ केही मतलब छैन।
1: के भएको छ र तँलाई? बिहान बेलुका एक थाल भात हसुरेकै छस्, सन्चो सन्चो छैन भन्ने त तेरो बानी नै भइसक्यो, मलाई त देख्नै हुन्न। तँलाई एउटा न एउटा कुरा भइहाल्छ।
0: थुक्क, दुई जिउ भएको बेलामा जाऊ भात खाएको पनि हिसाब किताब राख्ने, यस्ता पनि पोइरे।
1: रात दिन दुःख गरेर पैसा कमाएर ल्याउने म, अनि मैले हिसाब ल्याएर राख्न नपाउने भन्ने छ?
0: ए घर परिवारले भात खाएको हिसाब राख्ने, भट्टीमा गएर कुकुरको मुखमा कति पैसा सकाइसक्यो, कहिले त्यसको हिसाब किताब राखेको?
1: सकाए पनि आफैले कमाएको पैसा सकाए, तेरो बाबुले दिएको छैन क्या रे?
0: अब हुँदा हुँदा तिमीलाई कुकुरको मुख घिच्न मेरा बाबुले पैसा दिन पर्ने?
1: नेत्रका हात खुट्टा अहिलेसम्म तगडाले छन् बुझिस्, म आफै कमाउँछु आफै उडाउँछु।
0: तिमी त उडाइहाल्छौ नि, आफूलाई व्यवहार कसरी गरौँ भन्ने छ? खै चामल सकिन लागेको छ, चामल किन्ने पैसा देऊ।
1: दिन्छु पैसा, बरु तैँले चाहिँ मलाई दिएन, अस्ति मसँग जबरजस्ती गरेर खोसेर लगाएन पैसा, खै त्यो
0: त्यो पैसा त सकिहाल्यो नि।
1: तिन तिन हजार दुई दिनमा सकिन्छ?
0: किन सकिँदैन, जहाँ सुकै उधारो कारोबार गर्नुपर्छ, जाबु त्यति पैसाले के नै हुन्छ र?
1: तँलाई जति पैसा त्यही पनि पुग्दैन, उधारो तिर्नलाई एक हप्ता अघि मात्र मैले पैसा दिएको थिइनँ र?
0: जाबु त्यो एक हजारले कता तिर्ने, घरको खर्च कति छ थाहा छैन तिमीलाई?
1: हेर, अरू कुरो मलाई थाहा छैन, मतलब पनि छैन, मैले राख्न दिएको पैसा मलाई फिर्ता गरिहाल।
0: नकराऊ है बर्ता, छैन पैसा छैछ।
1: कहाँ जान लाग्यो, कहाँ जान लाग्यो, खुरुकै दिए
0: उता जाऊ।
1: यहाँ दिए भन्दैछु मैले तँलाई, अहिले तैँले तैँले मलाई ढकाल्ने, म तैँले मेरो हात नभेटेर चढेकी कि तँलाई तँलाई यही नभेटेको होइन, तैँले यही नभेटेर होइन, तँ ल्याङ गरेर मसला भेटेछ।

0: के भयो आयुष, बस्ने हो र?
1: एकछिन बसौँ न, लास्टै थकै लाग्यो भने।
0: अनि तैँले त साइकल नन स्टप स्पिडमा चलाइरहेछस् त, मलाई त भेट्नै दिँदैनस् है।
1: साइक्लिङ गर्ने भनेर हिँडेछ, अलिअलि त चलाउनु परिहाल्यो नि। खै तेरो ब्यागमा पानी छ होला? त्यो त
0: छ। ए ला, ए सबै सकिस क्या हो, मलाई पनि राख्दैन थोरै
1: छ। इला, कसले फोन गर्छ बिहान बिहानै? हेलो, हजुर हजुर, म बोल्दैछु। को बोल्नु भयो र? ए ए, ल ल ल, धन्यवाद दाई। हस् हस् ल।
0: ए को आयुष?
1: त्यही विपिन दाई रहेछ। ल बधाई छ, तिम्रो पत्रिकामा पनि अन्तर्वार्ता आएको रहेछ भनेर फोन गर्नुभएको।
0: तेरो पत्रिकामा अन्तर्वार्ता आएको छ र? कुन पत्रिकामा हो भन् त, म अहिले लिएर आउँछु।
1: के थाहा त, मैले पनि भर्खरै थाहा पाएछ अनि।
0: ए यस्तो त मान्छे छ, अन्तर्वार्ता कहाँ दिएको भन्ने पनि थाहा छैन, आएको नआएको पनि थाहा छैन।
1: यो मान्छेलाई कुन तनाव छ, तैँले पत्रिकाको कुरा गर्छ सर।
0: के को तनाव फेरि, अझै रोहन जेल गइसक्यो त, अझै पनि तनाव नलेन यार।
1: जेल गयो भनेर हुन्छ र? केटाहरू लगाइरहेछ भन्छन्।
0: ह्या त्यस्ता मुला जेल छिरा मान्छेको पछाडि को लाग्छ र? को केटा हुनु, केही हुन्न, छाड्दे, केही परेपछि म छु नि। ए टेन्सन नगर्न, साथीको लागि यो ज्यान हाजिर छ क्या।
1: ए ल भो, धेरै गफ नदे, परे होला सात कोस भाग्ने होला।
0: के भन्यो तैँले, थारूको बच्चा हौ, धेरै कमजोर नठान्ने यार।
1: नरिसा न, के भन्छस् भनेर भनिदिएको त।
0: ह्या रिसा छैन, जाने होइन अब।
1: तँ यता लाग्ने, म उतातिर, त जाने भयो जा, म एकछिन बस्छु नि।
0: ल म गएँ।
1: ल ल, अनि दिउँसो फोन गर है।
0: ओके।
2: अरे आयुष, के हो यस्तो, म त एकछिन चिन्न सकिनँ त।
1: किन, अब मलाई चिन्न पनि छोड्यो र?
2: त्यस्तो होइन कि, अब कहिले नआउने मान्छे बिहान यसरी बाटामा देख्दा त पत्यारै लागेन। अनि त्यो जाने किसान होइन?
1: अँ त्यही हो, हामी बिहानै साइक्लिङ गएको थियौँ अनि यसो थकाइ लागेर प्रतीक्षालयमा बसेको।
2: ए जाउँ हिँड हाम्रो कोठामा, चिया खाएर जाउला।
1: भयो ग, तिमीलाई नि रुगा लागे जस्तो छ, रुममा पनि दाई आएको छ, अन्टी छ भन्दै थियो, फेरि के भन्लान्?
2: ए के हुँदैन के, दाई त मर्निङ वाक जानु भएको छ, जाउँ न हिँड।
1: होस्, समय मिलाएर पछि आउला नि।
2: आयो तिमी मेरो कोठा जानुपर्छ भनेर होला, यो बाटो त हिँड्दैनौ।
1: त्यस्तो नसोच न रोजिना, तिम्रो कोठा आउने, तिमीसँग बस्ने के मलाई मन लाग्दैन होला र?
2: अनि किन आउँदैनौ त?
1: तिम्रो त्यो छुच्चो दाईले तिमीलाई फोक्केर गाली गर्छ, मेरो कारणले तिमीलाई किन अप्ठ्यारो पार्नु?
2: कुरा गर्न त खुब जाना छ है, खै अलु त सर।
1: अहिले कसैले देख्यो भने?
2: ल देखि के भयो त, अनि हामीले के गरेछ र? माया गर्ने मान्छेसँग एकैछिन बस्न पनि नपाउनु।
1: पत्रिका पनि ल्याएछौ त, कुन पत्रिका हो खै?
2: नयाँ अक्षर हो, किन पढ्ने हो र?
1: अँ खै देऊ त, बसन बस। खोइ छैन त,
2: के खोजे यसरी?
1: मेरो अन्तर्वार्ता छापेको छ भन्दै थियो।
2: तिम्रो अन्तर्वार्ता रे, के हो तिमी त ठुलै मान्छे भयो कि क्या हो, भेट्यो?
1: ए यहाँ पो रहेछ, हेर त रोजिना।
2: खै खै हेरौँ। अनि फोटो चाहिँ किन यस्तो पुरानो दिएको त?
1: मैले फोटो त दिएकै छैन, फेसबुकबाट निकालेछन् नि।
2: तर पुरानो भए पनि कस्तो राम्रो देखाएछ। तिमीलाई एउटा कुरा भनौँ।
1: भन न।
2: तिमीलाई यो कपाल माथि फर्काएको अनि हल्का जुङ्गा राखेको कस्तो राम्रो देखिन्छ नि।
1: हो र? तर तिम्रो दाइले चाहिँ किन होला है मलाई देखिन सानो भएको?
2: खै त्यो त के छ,
1: यदि हाम्रो सम्बन्धलाई तिम्रो दाइले कहिले स्वीकार गर्नु भएन भने हामी के गर्ने होला?
3: नमस्ते, मेरो नाम दीपक गौतम, सुर्खेत जिल्ला चौकुने गाउँपालिका वार्ड नम्बर 1। म रोपे गुना फल नाटकको नियमित श्रोता, मलाई यो नाटक धेरै मनपर्छ, म एक दृष्टिविहीन पनि हो, साना साना भाइ बहिनीहरूलाई पढाउने काम पनि गर्छु, विभिन्न शारीरिक समस्या भएका भाइ बहिनीहरू छन्, उनीहरूलाई कस्तो खालको व्यवहार गर्ने भन्ने कुरा मैले रोपे गुना फलबाट सिकिरहेको छु। मेरो एउटा सानो छोरी छ, उसलाई भविष्यमा कसरी बढाउने, कसरी पढाउने, कसरी लेखाउने र उसलाई कसरी शिक्षा दीक्षा दिने र उसको जीवनको कसरी असल अभिभावक बन्ने भन्ने कुरा पनि मैले रोपे गुना फलबाट सही समयमा सिक्ने स्वर्णिम अवसर प्राप्त गरेको छु।
4: गत हप्ता सोधिएको प्रश्न थियो, प्रदेश र संघीय तहको निर्वाचन कहिले हुँदैछ? यसको सही उत्तर हो मंगसिर 4 गते। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत रुकुमबाट तृप्ति मगर, बैतडीबाट दिहांश महर, प्युठानबाट बालिका सुनार र दैलेखबाट शमशेर सिंह विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने सबैजनालाई धेरै धेरै धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, बड्डाचौरमा कञ्चनको विवाह कसले रोक्न खोजिरहेका छन्? प्रश्न पुनः एकपटक, बड्डाचौरमा कञ्चनको विवाह कसले रोक्न खोजिरहेका छन्? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 70
2: दुख्दैन
3: दुख्दैन अब थोरै बाँकै छ थोरै चकचक गर्ने बेलामा आहा दिनुस् अहिले अय्या दया भन्छस् चुप ल के हुँदैन
0: एकैछिन है बाबु एकैछिन ल एकैछिन भइगयो त सकि गयो सिस्टर यो बाबुले लगेर घाउ सफा गरिदिनु त अनि पट्टी ल्याइदिनु है
1: हस् ल बाबु यता आउनुहोस् त
2: हुन्छ
3: डाक्टर साहबसँग केही कुरा सुन्नु थियो
0: भन्नुहोस् न के थियो
3: पछिल्लो 8-10 महिना यता यो केटो असाध्यै चकचकै भयो डाक्टर साहब
0: अब बच्चा बुच्ची हो अलिअलि चकचक गरिहाल्छ नि
3: भनेको त मानेन मानेन यति धेरै चकचक गर्न थाल्यो कि यसैले चोटपटक लागेर कुन दिन काँस दिने हो भन्ने पिरै भइसक्यो चकचक कम गर्ने दबाई अथवा ट्याब्लेट केही हुँदैन
0: क्या गजब हुन्थ्यो त्यति भए त एउटा ट्याब्लेट दियो बच्चा चकचक गर्न छोड्यो तर त्यस्तो हुँदैन उत्सवजी
3: सबै बच्चा यस्ता चकचकी पनि हुँदैनन् नि
0: हेर्नुहोस् चकचकी बच्चाहरू जसलाई हामीले हाइपर एक्टिभ चाइल्ड भन्छौँ यसका केही कारणहरू हुन्छन्
3: कस्ता कस्ता कारण हुन्छन् डाक्टर साहब
0: गर्भावस्थामा आमाले गर्ने व्यवहार र आमालाई अभिभावकहरूले गर्ने व्यवहारदेखि वंशानुगत गुणहरूको कारणले गर्दा पनि बच्चाहरू चकचके छुकछुके हुन सक्छ
3: ए हो र
0: अनि नि उत्सवजी बच्चा जन्मिँदाखेरि लामो प्रसव पीडा हुनु टाउकोमा सूक्ष्म रूपमा चोटहरू हुनु अनि रसायनको गडबडीहरूले गर्दा पनि बच्चाहरू चकचके छुकछुके हुन सक्छ तर यी सबभन्दा पनि महत्वपूर्ण कुरा चाहिँ के भने नि उत्सवजी घरको वातावरण नै रहेछ घरमा जति कोलाहल झैझगडायुक्त वातावरण छ केटाकेटी त्यति नै चकचके हुन्छन् घरको वातावरण शान्त छ भने जन्मिनेदेखि चकचके गुण लिएर आएको छ भने पनि तपाईँले त्यसलाई शान्त गर्न सक्नुहुन्छ
3: ए अनि यति धेरै कारणहरू रहेछन् भने उपचार पनि त होला नि पक्कै
0: उपचार हुँदै हुन्न भने मैले भनेको छैन यो चाहिँ व्यक्तिको मनोवैज्ञानिक व्यवहार हो यसलाई उपचार र परामर्श दुवै सँगसँगै लगाएर मात्र निको हुन्छ
3: के रहेछ त अनि उपचार
0: मैले भने त दण्ड सजाय हप्की धप्की होइन उत्सवजी माया ममताको वातावरणसँगै केही औषधि उपचार गरेर पनि यो रोग निको गर्न सकिन्छ तर सबैभन्दा पहिला घरको ममतामय वातावरण नै हो
3: घरको वातावरण सबैको उस्तै त हो नि डाक्टर साहब काम बिगारे सबैले हप्काई धप्काई खाइहाल्छन् काम बिगारे गाली खाने यही अफिसमा पनि त कति होला नि के अरे
0: बच्चाले गाली खानु र कुरा बुझ्ने ठुला मान्छेले गाली खानु फरक कुरा हो नि त
3: भनेपछि उनीहरूको अगाडि चुपचाप चारणा हुनुपर्ने भयो हामी
0: बोल्दै नबोल्नु भने त होइन नि सानो सानो कुरामा यसो गर यसो नगर भनिराख्नुहुन्छ नि हो त्यही कुरा भन्दा पनि कतिको चर्को बोलेर रिसाएर भन्नुहुन्छ भन्ने कुरा हो गाली कतिको गर्नुहुन्छ हात कतिको छाड्नुहुन्छ यी सबै कुरामा विचार पुर्याउनुपर्छ
3: अर्को दिन त ठिकै हो डाक्टर साहब तर कामी बिगारेपछि अलिअलि हप्की तप्की नगरी कुन चाहिँ बाबामा होला कि यो संसारमा
0: आफ्नो मात्रै संसारलाई संसारभरको संसारसँग दाँजेर भएन नि उत्सवजी
3: अनि तपाईँले पनि टक्क लाएर हुनेर पत्याउन सकिने कुरा गर्नु पर्यो नि त डाक्टर साहब
0: हेर्नुहोस् तपाईँ पनि आफ्नो बच्चाको भविष्य राम्रो होस् भोलि योभन्दा पनि खराब स्थिति नआओस् भन्ने चाहनुहुन्छ भने आफ्नो व्यवहारहरू आजै अहिलेबाट परिवर्तन गर्नुपर्छ होइन भने यसको नतिजा तपाईँ भोग्न तयार हुनुपर्छ यो यथार्थ कुरा हो बुझ्नुभयो उत्सवजी

0: ल हेर त, जिरा कस्तो मसिनो भयो देखिस्?
1: अँ त नि, मसिनो हुँदो रहेछ भाइ। कस्तो सजिलो है मितिनी आमा, सिलौटामा पिन्नै नपर्ने।
0: सजिलोको त कुरै नगर्न हिन्दू, यो मिक्सर ल्याएपछि त साह्रै आनन्द भएको छ।
1: घरमा सबै कुराको सुविधा भयो भने काम गर्न पनि जाँगर लाग्छ है मितिनी आमा।
0: अब जाँगर लाग्नुभन्दा पनि काम छिटो सकिन्छ क्या, एकछिन भए पनि ज्यानलाई आराम दिन पाइन्छ।
1: आफ्नो त बिहानदेखि बेलुकासम्म एकछिन फुर्सद हुँदैन, झन् अब त नानी बामी सर्ने भए कुनै सामान ठाउँमा हुँदैन।
0: अब बच्चा त्यस्तै हुन्छ नि,
1: एकातिर घरको काम भ्याइ नभ्याइ हुन्छ, अर्कोतिर बच्चा रुन्छ, यो गर्ने कि त्यो गर्ने हुन्छ भने। अस्ति त रोइरहस् भनेर एकछिन छोडिदिएको, नानी त झन्डै आगोमा परिन, ज्वाइँ रिसाएर झन्डै पिट्नु भयो मलाई।
0: अब बच्चा भएपछि अलिक चनाको हुनुपर्छ नि आफू पनि, फेरि तेरो घर सुविधा पनि केही छैन, अहिलेको जमानामा पनि भात पकाउन आगो फुक्नुपर्छ।
1: सुविधाको कुरा गर्नुहुन्छ मितुनी आमा, हाम्री दाजुले भने बुहारीमा मलाई जस्तो सुख कसैलाई छैन अरे।
0: ल अझै त्यसो पो भन्छन्। सुन त इन्दु, चिया खान्छेस्? चिया पकाऊ।
1: हुन्छ, रङ चाहिँ अलिक कडा हाल्नु है।
0: ल ल ल।
1: अझै यता सुन्नु न मितुनी आमा, घर केही काम गर्दिन अरे, खालि लखर लखर हिँड्छु रे।
0: अझै
1: आज पनि यहाँ जान पर्दैन भन्दै थिइन्, मितिनीको बिहेको सगाई पगाई गर्नु छ भनेर आएको।
0: के गर्छस् त बा, अब आफ्नो भाग्य हो, तेरो भाग्यमा यस्तै लेखा रहेछ, सबै कुरा सोचेको जस्तो हुने भए त सुख पाइहाल्थिस् नि।
1: छोरी मान्छेको जातले घर खानालाई अलिअलि दुःख त भोग्नै पर्यो नि मितिनी आमा। मलाई दुःख भए पनि यो घरकी बुहारीलाई चाहिँ सुख हुने भयो है।
0: अहिलेको जमानामा बुहारीलाई खुसी नपारे छोरा रिसाउला भन्ने डर, अब छोराकै लागि भए पनि बुहारीलाई खुसी राख्नै पर्यो नि।
1: छोरो त आफूले भने केटीसँग बिहा गर्न नपाए पनि रिसाउँछ होला है मितिनी आमा, विचार गर्नु नि फेरि।
0: रिसाए पनि कतिन्जेल रिसाउला र।
1: ल तपाईँले त्यो भगवती दिदीको छोराको कुरा बिर्सिनु भयो, आफूले मन पराएको केटीसँग बिहा गर्दैनन् भनेर खोलामा हाम फाले होइन, त्यस्तै भयो भने
0: सबैजना उस्तै हुन्छन् र भने। हाम्रो हरिशले त त्यस्तो गर्छ जस्तो लाग्दैन मलाई।
1: तपाईँले मात्र भनेर भयो र, हरिशले कुसुम बिना बाँच्नै सक्दैन भन्यो भने आखिर बिहे हामीले उसैको लागि गरिदिने हो क्या रे।
0: आफ्नै छोरा उस्तो भएर त पिर पर्या छ त। सुन्न इन्दु, त्यो केटी तेरो लागि ठिक छैन भनेर हरिशलाई सम्झाइदिएन एकचोटि?
1: सम्झाउन मिलुन्जेल सम्झाइन त, अब मैले जति सम्झाए पनि नमानेपछि के गर्ने त मितिनी आमा?
0: फेरि एकचोटि सम्झाएपछि सम्झिन्छ कि त?
1: अब मैले कुसुमलाई छोडिदिएँ भनेर हरिशलाई कसरी भन्नु भन्नु त मितिनी आमा? कुरो कहाँ पुगिसक्यो तपाईँलाई पनि थाहा छ नि त, कुसुम र हरिशको बारेमा वरपरका सबै गाउँलेलाई थाहा छ।
0: थाहा भएर के भयो त, हरिश त छोरा मान्छे हो, दसवटा केटीसँग सङ्गत गरे पनि चोखै हुन्छ।
1: तर कुसुमको त इज्जतमा दाग लाग्यो नि त।
0: त्यो हामीलाई मतलबको कुरा होइन।
1: सुन्नु न मितिनी आमा।
0: हेर इन्दु, मलाई सम्झाउन नखोज, मैले त हरिशको लागि केटी पनि खोज्न थालिसकेँ, जति सक्दो चाँडो त्यसको म बिहे गरिदिन्छु, उस्तै परे शशीको र त्यसको एउटै लगन छोपिदिन्छु, अनि त आनन्द हुन्छ।
1: आफूले मन पराएको मान्छेसँग छुटाइदिँदा छोरो टाढा होला है मितिनी आमा, होस गर्नु नि।
0: होइन त के भयो कि इन्दु, तैँले त्यो कुसुमको पक्ष लिन सक्छ?
1: त्यस्तो होइन के मितिनी आमा, सुन्नु न मेरो कुरा।
0: कुसुम चेतराजकी छोरी हो भन्ने थाहा हुँदा हुँदै त्यो कुसुमको खुसीको लागि किन मरियत्तै गर्छ सिन्धु? त्यसको बाउको कारणले तैँले कति दुःख भोग्नु परेको थियो बिर्सिस्?
1: छैन मितिनी आमा छैन, कहिले बिर्सन पनि सक्दिनँ, त्यसैले त म यो सब भन्दैछु नि, जति सक्दो चाँडो दुईजनाको बिहे गरिदिइहाल्नुहोस् भनेर।
2: हेलो आयुष,
3: एकैछिन है। ए खुसबु आऊ, भित्र बस न। बस न, म यति भाँडा सकिहाल्छु है।
2: आज त भाँडा माझी जाँगर चलाएछौ त।
3: यसलाई नमिसेको अलि धेरै भएको थियो त्यही भएर।
2: अनि गुन्द्रुक पनि सुकाइरहेछौ त, कसले ल्याइदिएको? बाबा आउनु भएको छ र?
3: होइन, यो सफा गर्दा पानी परेको थियो त्यही भएर यसो सुकाएको। बुवा त गाउँमै व्यस्त हुनुहुन्छ, के आउनु र।
2: ए ए, अनि तिमी पनि घर नगएको त धेरै भयो नि है?
3: घरबाट त धेरै पटक बोलाउनु भयो, गइएन। अझ त्यो टिचरको फर्म भर्ने बेलामा त बुवाले कति फोन गर्नुभयो, आएन भने रिसन भा।
2: त्यही त, बुवाले आफूले भनेको मानेन भनेर चित्त दुख्यो होला नि।
3: त्यही होला, जागिर पाइएको बेलामा नआउने, अब म पैसा पुर्याउन सक्दैन, जे गर्छस् गर भनेर अहिलेसम्म रिसाउनु भएको छ।
2: तर एउटा कुराले त ठिकै भएको छ नि होइन, पढाइ गेम सबै यतै छ, उता गएर के गर्थ्यौ र?
3: त्यही सम्झेर पनि गइएन, अहिले त फेरि नगएर गल्ती गरिएछ कि जस्तो लागिरहेछ।
2: किन?
3: आफूसँग कहिले पैसै नहुने, अब जागिर खाएको भए कम्तीमा पकेट खर्च त हुन्थ्यो, तिम्रै सापट्टि पैसा नि दिन सकेको छैन।
2: के भयो त, जहिले हुन्छ उहिले देउला।
3: तैपनि आफूलाई अप्ठ्यारो लागिरहेछ, यसो यतै केही गर्न पाए हुन्थ्यो कि भने, के भएकै छैन।
2: कहाँ जब गर्ने कुरा पनि सुनाएको थिएँ त, हो र?
3: हल्का कुरा मात्रै चलेछ। कसले, बिन्ताहरूले भन्यो?
2: अस्ति कुरा गर्नलाई सुनेको थिएँ, कहाँ गर्न थालेछौ र?
3: त्यो खनाल होलसेल पसलमा हो, त्यहाँ रुद्र अङ्कल भन्ने हुनुहुन्छ, कुरा चलाइदिनु भएको छ, मिल्यो भने त्यतै गर्नु पर्ला।
2: अनि जब गर्ने भएपछि त कलेज के गर्छौ त, मिल्छ त?
3: फुल टाइम होइन, यसो बेलुकामा दुई चार घन्टा मात्रै हुन्छ अरे।
2: ए गर न त, त्यस्तो सबै मिल्छ भने।
3: त्यो बेलासम्म कस्तो हुन्छ हेरौँ।
2: साँच्ची म त कुरै कुरामा भुलेछु, खासमा म तिमीलाई एउटा खबर दिन आएको, फोन गरे उठाएनौ?
3: ए फोन चार्जमा राखेको थिएँ, थाहै पाएन, के खबर हो भन न।
2: भोलि बिहान हाम्रो क्रिकेट क्लबले रक्तदान कार्यक्रम राखे रहेछ, गुरुहरू पनि आउने रे, त्यही भएर तिमीलाई पनि बोलाउनु भन्नुभएको थियो।
3: रक्तदान त मैले कहिले गरेको छैन त, मलाई त लास्टै डर लाग्छ।
2: केही हुन्न, मैले पनि त दिने हो नि।
3: कति बजे रहेछ अनि कहाँ हो नि?
2: बिहान 7 बजे त्यही ओडा कार्यालयकै हलमा आऊ न।
3: ए ए हुन्छ नि त आउला।
4: आज त दिउँसै कोठाभित्र बसिया छन्।
3: फेरि के चाहिँ थाले साइको बुढो,
4: अस्ति त्यत्रो भने होइन मैले, के पारा हो यो, मान्छेलाई त एकपटक भन्दा हुन्छ नि।
2: के भनेको मैले त केही
3: होइन खुसबु,

0: आइसिरहे केटी, ए आयुष, खास कुरा के हो भन त, किन नबोले, को आथ्यो र भन त?
1: त्यही डिम्पल आथिन्, गफ गर्दा गर्दै रात परिहाल्यो अनि एक्लै कहाँ जानु भनेर यहीँ सुतेको।
2: त्यसै कुरा गर्छु त मैले, यसरी घरमा छाडा भएर हुन्छ?
0: ए कुरा यस्तो पो रहेछ, तिमीले जानी जानी आफैले अप्ठ्यारो हुने काम किन गर्छौ आयुष? भोलि डिम्पलकै कारणले दस थरी समस्या भोग्नु परेपछि के गर्छौ भन त?
3: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाई विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
4: गत हप्ता सोधेको प्रश्न थियो, उत्सवकिसाली रंगमतीको विवाह कोसँग भएको हो? यसको सही उत्तर हो हिक्मत। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत काठमाडौँबाट सुलभ घिमिरे, डडेलधुराबाट राजेन्द्र विक, उदयपुरबाट विपना परियार र दाङबाट गीता मगर विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, बाल बालिकालाई अनुशासन सिकाउने नाममा के दिनु हुँदैन? क माया, ख दण्ड सजाय। प्रश्न फेरि एकपटक, बाल बालिकालाई अनुशासन सिकाउने नाममा के दिनु हुँदैन? क माया, ख दण्ड सजाय।
5: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: कोभिड-19 विरुद्ध खोप लगाइसकेपछि कुनै साइड इफेक्ट हुन सक्छ?
1: कोभिड-19 को खोप लगाइसकेपछि अरू खोप लगाए जस्तै सुई लगाएको ठाउँमा हल्का सुन्निने वा सामान्य दुखाई हुन सक्छ।
0: खोप लगाइसकेपछि हल्का ज्वरो आउने, टाउको दुख्ने वा सामान्य थकाइको महसुस हुन सक्छ।
1: खोप लगाएको 24 घण्टा पछि वा केही दिनसम्म पनि सुई लगाएको ठाउँ रातो भयो, पोल्यो वा अत्यन्त दुख्यो भने नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु पर्दछ।
2: युनेस्को, विश्व स्वास्थ्य संगठन र एन्टेना फाउन्डेसन नेपालद्वारा जनहितमा जारी सन्देश।

0: धारावाहिक रेडियो नाटक रोपे गुनाफल
1: अंक 28।
2: अच्छा मामु पोल्यो।
3: तिमीले आगो नचोलो भने होइन, खै खै
2: हातमा चस्सो छोयो नि।
3: अघिदेखि नचोलो भने मान्ने होइन, खै अलि यता आऊ त। दुखिरहेछ अझै?

0: अलिक कम भयो मामु।
1: अलि पर बस है, फेरि अघिको चाहिँ पोल्ला।
0: हुन्छ मामु।
1: अनि आजको होमवर्क सबै सकायो लजु?
0: अघि नै सकाएको मामु। मामु नेक्स्ट फ्राइडे स्कुलमा स्पोर्ट्स डे हुने रे नि।
1: ए हो र? अनि के हुन्छ रे त?
0: स्किपिङ, रनिङ, म्युजिकल चेयर, बेलुन फुटाई, अनि त्यति नै हो।
1: अनि तिमी चाहिँ कुन गेममा पार्टिसिपेट हुने?
0: म रनिङमा।
1: गुड। तर रनिङमा प्र्याक्टिस त गरेको छैनौ तिमीले? अनि
0: भोलिदेखि बाबासँगै मर्निङ वाक जान्छु, अनि प्र्याक्टिस त भइहाल्छ नि।
1: अनि बिहानै उठेर बाबासँग दौडिन सक्छौ त तिमी?
0: सकिहाल्छु नि, एक दुई दिन बाबालाई बिस्तारै दौडिनु भन्छु।
1: हुन्छ हुन्छ। अनि तिमीले रनिङ नै चाहिँ किन रोजेको नि?
0: मलाई रनिङ मनपर्छ त्यही भएर मामु। अनि थाहा छ मामु, मलाई हर्स राइडिङ पनि गर्न मनपर्छ नि।
1: ठिक छ, अब तिमीलाई सबभन्दा बढी जुन कुरामा इन्ट्रेस्ट छ नि त्यसैलाई अगाडि बढाऊ है। तिमीले वैकुण्ठ मानन्दर, मीरा राईको नाम सुनेको छौ?
0: सुनेको छु, उनीहरू नेसनल प्लेयर हुन्। हाम्रो स्कुलको क्विज कन्टेस्टमा पनि सोधेका थिए।
1: हो, उनीहरू पनि मेहनत र आत्मविश्वासले नै सफल भएका हुन्, बुझ्यौ नि?
2: जाडो पनि कति साह्रो बढेको, अलिकति पानी छोएको, कस्तो हातै झर्दा जस्तो भयो। यसो हात सिकाउनु पर्यो।
1: यसपालि चिसो त वात्तै बढेछ हौ आन्टी। सन्देश लाऊ यता बस।
2: के भनेदेखि, जति चिसो बढ्यो यो घुँडाले नि झन् झन् दुःख दिन्छ भने।
1: अनि कहाँ पुगेर आउनुभयो त हजुरआमा र नाति?
2: त्यही हिमाकोमा पुगेर आ। के भनेदेखि सन्देश, दिदीलाई पनि देऊ न चाउचाउ।
0: हस् नाइ, म त खान्न।
2: किन नखाएको, खाऊ न नानु।
0: मलाई यस्तो मनै पर्दैन।
1: होस् आन्टी, अब यिनीहरूलाई हामीले अहिलेसम्म यस्तो प्याकेटको चौचो चौचो खानै दिएको छैन, त्यही भएर पनि उसले मन नपराएको।
2: ए, हाम्रा त चाउचौ भनेपछि हुर्क हुन्छ, अघि पनि चाउचौकै लागि पछि लागेर।
0: मामु हामी खेल्न जाउँ।
1: कहाँ जाने यस्तो चिसोमा?
0: हामी रुममा जाने।
1: अनि आगो ताप्न पुग्यो त तिमीलाई?
0: पुग्यो।
1: ल ल जाऊ, बहिनी सुतिरहेछ, धेरै हल्ला नगर है।
0: हुन्छ सन्देश भाइ, ल हेरेर जाऊ। हस् जाऊ दिदी।
1: जहाँ गए पनि हजुरआमाको पछि लाग्न भने चाहिँ छाड्दैनन् है बाबुले।
2: के भनेदेखि, रमाले आफ्नो छोरा आफै हेर्छु भनेर कति दिन फुरफुर गरे, आखिर म नभई भएन। अस्ति म दुई चार दिन बाहिर के गएको थिएँ, बिचरा मान्छे नै निम्म पर्या रहेछ। अब बाबुआमा भएर के गर्नु?
1: त्यो त हो, अब यहाँ पनि उसलाई हेर्ने फुर्सद कसैको नहुने, रमालाई नि बिचरा दुःखै छ।
2: त्यो त आफ्नै बुद्धिले गर्दा दुःख पाकी, हामीले भनेको केही नसुन्ने।
1: फेरि आजकल उसो बाबु नि अर्कै हुन थाल्नु भएको छ, त्यति खुसी पनि देखिनुहुन्न, सधैँ पिएर आउनुहुन्छ कि जस्तो लाग्छ मलाई त।
2: कहिलेकाहीँ त साथीभाइ भेट्दा जसले नि खाइहाल्छ नि।
1: खानुसम्म त ठिकै होला आन्टी, तर यसरी खाएर सधैँ रमासँग झगडा गर्नु चाहिँ राम्रो होइन है। गर्भवती अवस्थामा त उसो बाबुले अझ बढी केयर गर्नुपर्ने हो नि, होइन र आन्टी?
3: Read the text and answer this question orally.
4: लाइब्रेरी कस्तो भद्रगर रहेछ भने, जब एउटा किताब खोज्न पनि यत्रो भेड लाग्यो।
3: किताब पाइस?
4: बल्ल बल्ल पाएँ नि, हेर्न किताबभरि धुलै झुक्का टकटकाको धुला हेर्छ।
3: सरी सरी, खै के पढ्दैछस् हेरौँ?
5: यही इङ्ग्लिसको बिजनेस एन्ड कमर्स भन्ने पाठ,
4: युनिट तिनको।
5: कस्तो गाह्रो रहेछ।
4: अन्त अलि पढिसकिस् त?
5: अलिअलि पढेँ, राम्रोसँग बुझ्दै बुझिनँ।
4: हे झ्याउला है मलाई त। हेर्न यसको कुरा, पढ्न झ्याउ लागेर हुन्छ त, राम्रोसँग पढे पो आन्सर पनि सजिलै आउँछ। एकपटक पढ्दा नबुझे पनि दोहोऱ्याइतिरै पढ्ने।
5: कति सब्जेक्ट त बुझ्दै नबुझिने के?
4: नबुझेको डिक्सनरीमा हेर्ने नि। ला डिक्सनरी यही खोज्न त यत्रो बेर लाग्यो नि।
5: बरु गौरी, यो च्याप्टरको बारेमा अलिकति भन्दैन मलाई?
4: यो इन्टरभ्यू हो के?
5: त्यो त मलाई पनि थाहा छ के, अलिक डिटेलमा भन् त।
4: डिटेलमा खै किताब दियो त। यो पाँच छजना स्कुलको विद्यार्थीहरू त्यो ठाउँको लोकल बिजनेसम्यानलाई भेट्न जान्छन् है, अनि उसको बारेमा सोध्छन् के, त्यति हो। इन्टरभ्यू कसरी लिने भन्ने सम्बन्धी हो के।
5: ए यस्तो काम गर्न पनि रमाइलो हुन्छ होला है।
4: कस्तो काम?
5: यही इन्टरभ्यू लिने काम के,
4: रमाइलो हुन्छ होला नि।
5: ए साँच्ची त साहित्य सुधा भन्ने कार्यक्रम सुन्छेस्?
4: कुन? त्यो बुधबार राति आउनेवाला। मम्मी सधैँ सुन्नुहुन्छ, म त त्यही मम्मी सुन्दा सुन्दै सुन्ने हो, त्यो पनि कहिले काहीँ।
5: मेरो त फेभरेट प्रोग्राम हो त्यो। त्यो केटीले कस्तो राम्रोसँग कविता पढ्छे।
4: त्यो कुन चाहिँ प्रोग्राम चलाउने केटी? त्यसको नाम सन्ध्या होइन?
5: सन्ध्या शर्मा। वाचन शैली कस्तो राम्रो छ है त्यसको। आजकल त मलाई पनि त्यस्तै भन्न पाए हुन्थ्यो जस्तो लाग्छ भने।
4: तँलाई पनि रेडियोमा प्रोग्राम चलाउन मन लाग्यो क्या हो अब?
5: हो नि, अझ त्यो कविता सम्बन्धी प्रोग्राम होस् क्या। कविता पढ्ने है, कवि कवयित्रीहरूलाई इन्टरभ्यू लिने, कस्तो रमाइलो हुन्छ होला।
4: त्यसो इच्छा छ भने ट्राई गरे भइहाल्यो नि।
5: म पनि त्यही सोच्दैछु, तर अहिले होइन क्या, अलि पछि।
4: तँलाई थाहा छ कमल सरले पनि कविता लेख्नुहुन्छ नि?
5: सरले त साहित्य सुधामा कविता पनि पठाउनुहुन्छ।
4: तँलाई रेडियोमा बोल्न मन लागेको कुरा सरलाई भन्न त, के गर्नुपर्छ भन्ने कुरा सरलाई थाहा छ कि?
5: त्यो हो के केटी, सरसँग पछि कुरा गर्दै गरौँला। अहिले चाहिँ मलाई पढाइमा फोकस गर्नु छ।
4: ठिक भन्नुभयो म्याडम तपाईँले, मलाई पनि अबको जाँचमा ए प्लस ल्याउनु छ।
5: गौरी तँलाई पढ्नमा हेल्प गर है, मेरो कोर्स टन्नै छुट्या छ।
4: त्यति कुरा पनि तैँले यसरी भन्नुपर्छ त? यसो गर कुसुम बरु, तर म दिनमा एक घन्टा टाइम निकालेर पढौँ हुन्छ?
5: हुन त हुन्छ। ओए तर कहाँ पढ्ने, फेरि कुन बेला पढ्ने?
4: स्कुलबाट फर्कदा दिउँसो पढेको कुराहरूको बारेमा डिस्कस गर्दै जाउँ न, हुन्न?
5: हुन्छ नि, तर त अरू कुरा गर्न नथाल है त।
4: गर्दिनँ के, तपाईँ त जे पाए त्यो कुरा गर्दै हिँड्ने। बाटोभरि डिस्कस गर्यो भने पनि धेरै सपोर्ट हुन्छ क्या हामीलाई।
5: तँलाई भए पनि नभए पनि मलाई चाहिँ पक्का हुन्छ।
4: धेरै टेन्सन नलिन, तैँले सक्छिस के, अहिले नै त पहिलाको भन्दा राम्रो पढ्न थालिसकिस्।
5: अरू विषय त मलाई पनि सक्छु जस्तो लागेछ क्या।
4: म्याथ चाहिँ एकदम गाह्रो भने? म्याथ त मलाई पनि गाह्रै लाग्छ यार। कि डाङ्गी सरसँग ट्युसन पढ्ने?
5: नै नै नै नै, होस् होस्, त्यो सरको त म मुख पनि हेर्न मन छैन मलाई।
4: के गर्ने त त्यसो भए, हरिशलाई भन्ने त?
5: हरिशलाई के भन्ने?
4: तँलाई थाहा छँदैछ त कुसुम, हरिश म्याथमा एकदमै राम्रो छ। हामीलाई म्याथ सिकाइदेऊ भनेर रिक्वेस्ट गर्ने हो त भनेको के।

0: दिपु गुरु बोलाउनु भयो मलाई।
1: ए आयुष बस, अनि प्र्याक्टिस कस्तो चलिरहेछ त?
0: ठिकै छ गुरु, राम्रै चलिरहेछ।
1: त्यही त, अब क्षेत्रीय गेम पनि आउनु थालिसक्यो, केटाहरूको प्र्याक्टिस त दोहोरो हुनु पर्यो नि, होइन?
0: हजुर गुरु।
1: अनि प्र्याक्टिसमा सबै साथीहरू आइत रहेछन् नि?
0: हजुर गुरु, त्यो महेश चाहिँ आएको छैन, अरू त सबै आइरहेछौ।
1: ए अनि त्यो महेश चाहिँ किन नआएको रे नि फेरि?
0: खोइ अस्ति बलले टाउकोमा लाग्यो अरे, त्यही भएर न होला।
1: ए किन, हेलमेट लगाएको थिएन र?
0: हेलमेट त लगाएको, तै पनि अलिक जोडले पर्यो होला, हेलमेट नै नलगाएको भए त ढला ढलै हुन्थ्यो होला नि।
1: होइन, केटाहरू प्र्याक्टिस गर्नुपर्छ भनेर बहाना बनाउँछन् कि क्या हो? अनि तिमी चाहिँ किन नआएको त यतिका दिनसम्म?
0: त्यस्तै अलि सन्चो थिएन गुरु, त्यही भएर।
1: ए के भएको थियो र?
0: अलिअलि टाउको दुख्या थियो गुरु।
1: टाउको दुख्या हो कि अरू केही हो? फोन पनि अफ थियो त।
0: अरू त के हुनु र गुरु, फोन बिग्रिएको थियो त्यही भएर अफ भयो कि।
1: के भएर टाउको दुख्यो त?
0: खै गुरु, चिसोले गर्दा हो कि, बडी चिसो भयो भने मलाई यस्तै हुन्छ।
1: ए आइस, चिसो भएर हो कि भाइरल भएर हो, पत्तो पाउनै गाह्रो छ त।
0: हजुर गुरु।
1: अचेल निकै भाइरल भएरै छौ त तिमी, त्यही भाइरल भएर त होइन भनेर सोध्यो नि।
0: कस्तो कस्तो भाइरल भन्नुभयो गुरु?
1: किन, अहिलेसम्म थाहा छैन र तिमीलाई?
0: खै खासै त्यस्तो के वास्तो त लाग्दैन।
1: अनि के हो त त्यो मेसेन्जरमा नागा बाबाको जस्तै केही नलगाएर नाङ्गै ठिङ्ग उभिएको फोटो? किन चुप, अब नि याद आएन कि के फोटो हाल्यो त्यस्तो?
0: त्यो त्यो मैले भन्दा पनि अरू कसैले हालिदिएको रहेछ गुरु।
1: थैट, त्यस्तो फोटो अरूले हाल्ने भन्ने हुन्छ? हाउ कुरा गर्छौ तिमी, तिमीलाई क्रिकेट खेल्न पुग्यो जस्तो छ अब, अब नागा बाबा भन्ने हिँड्ने सक्यो।
0: सरी गुरु, मैले त्यो यस्तो होला भन्ने।
1: चुप, अब सरी भनेर हुन्छ? झन् तिम्रो प्रशंसा गर्दै सँगै लिएर हिँडेको यही गरौला भनेर हो?
0: होइन गुरु।
1: अनि यस्तै नचाहिँदो काम गरेर करियर बिगार्ने, भविष्यको चिन्ता लाग्दैन?
0: लाग्छ गुरु।
1: अनि किन त्यस्तो गरे त? क्षेत्रीय खेल आइसक्यो, खेलाडीको पारा भने यस्तो छ, गर्ने चाहिँ के अब?
0: म अब खेलमै ध्यान दिन्छु नि गुरु।
1: ध्यान दिन्छु भनेर हुन्छ? कसरी जान्छौ ग्राउन्डमा, देखाउन सक्छौ मुख? अनि यो सब भइरहँदा तिमी फोकस हुन सक्छौ?
0: तर गुरु,
1: खेलाडीमा नि आयुष अनुशासनको ठुलो महत्त्व हुन्छ, थाहा छ नि?
0: हजुर थाहा छ।
1: अनि यसको रिजल्ट के हुन्छ थाहा छ तिमीलाई?
0: गुरु गल्ती भयो।
1: गल्ती भयो भनेर यस्तो केसमा तिमीले माफ पाउँदैनौ आयुष, न त अब तिमीले खेल्न नै पाउँछौ।
0: सरी गुरु।
1: खेलाडी भएर जे पाइदै गर्दैन, सायद अब तिमीले आयुष कुनै प्रतियोगिता खेल्न पाउँदैनौ।
0: सरी गुरु, यो एकपटकलाई सामान्य तरिकाले लिदिनु न।
1: यस्तो कुरा सामान्य हुन्छ आयुष? क्यारेक्टर डिसिप्लिनसँग जोडिएको कुरा सामान्य लाग्छ तिमीलाई?
0: अब यस्तो कहिल्यै हुँदैन।
1: हेर आयुष, अब हुने नहुने भन्दा पनि जे हुनु भइसक्यो नहुने कुरा नै भयो। अब हामीले तिमीलाई क्लबमा राख्यौँ भने नि, तिम्रो मात्रै होइन हाम्रो अनि यो क्लबको समेत इज्जतमा प्रश्न उठ्छ, यति त बुझ्छौ होला नि तिमी?
0: हजुर गुरु।
1: अनि यस्ता काम गरेर क्लबकै बेइज्जत गराउने, एउटा असल खेलाडी भएर यस्तो गर्न मिल्छ?
0: मिल्दैन गुरु। तै पनि हटली रिक्वेस्ट गर्छु, एक चान्स दिनु न।
1: हेर आयुष, मैले राम्रो काममा तिमीलाई जहिले पनि सपोर्ट गर्छु र गरिरह पनि छु, तर यो बिग्रेको कुरामा मलाई कुनै रिक्वेस्ट नगर, हामी पनि नियममा बाँधिएका छौँ। लौ यो पत्र।
2: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, तपाईँले भर्खरै सुन्नु भएको नाटकको नाम के हो? यसको सही उत्तर हो रोपे गुनाफल। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत बाँकेबाट आशाराम थारू, सोलुखुम्बुबाट फिन्जा शेर्पा, डोटीबाट जुनकिरी थापा र डडेलधुराबाट सुभाष चन्द्र विश्वकर्मा विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई, तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, कुसुमको दाई सौगात कुसुमको विवाहको पक्षमा छन् कि विपक्षमा छन्? प्रश्न फेरि एकपटक, कुसुमको दाई सौगात कुसुमको विवाहको पक्षमा छन् कि विपक्षमा छन्?
3: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013457 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 मा फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: किनकि खल्ती तपाईँको सजिलो र सुरक्षित डिजिटल वालेट हो, त्यसैले आजै खल्ती.com भिजिट गर्नुहोस् वा एप डाउनलोड गर्नुहोस्। खल्ती, पैसाको नयाँ ठेगाना।
1: एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति धारावाहिक रेडियो नाटक रोपे गुना फल।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 65।
2: ल है साथीहरू, अब मेरो मम्मी र बाबाको डान्स पनि हेर्नु है। साइनी आन्टीले पनि कमेन्ट गर्नु भएको छ, मेरो दिदी भिना चाहिँ कस्तो राम्रो नाचेको रे। थ्याङ्क यू आन्टी।
3: म त थाके, उहिले उहिले नाची नाचीहरूलाई थकाइन्थ्यो, असिल नसकिने रहेछ।
2: हजुरको झन् कति धेरै कमेन्ट आएको राम्रो नाचेको भनेर। मोहन काकाले आन्टीको नाच देखेर बिहे गरे जस्तो छ रे। आन्टी कस्तो राम्रो नाचेको रे।
3: तेरो मम्मी त राम्रै त नाच्छ नि, ल हेर त पुनिक पुनिक फन्केको।
4: ल भयो, मेरो त खुट्टै दुख्यो।
3: कस्तो राम्रो नाचे बेला, फेरि किन त।
2: ल साथीहरू, मेरो मम्मीलाई ठगाइ लाग्यो रे होइन। अब खुसबु नाच्नु पर्यो, क्रिकेट खेलाडीको डान्स पनि हेर्नु पर्यो भन्नुभएको रहेछ। म त पहिले नाचेर बसेको साथीहरू, अब फेरि फेरि नाचौँला नि ल। थ्याङ्क यू फ्रेन्ड्स, बाई।
4: अनि सक्यो त तेरो लाइभ?
2: अब तपाईँहरूको नाच सकेपछि के देखाउनु र? खाना खाएको देखाउनु भएन, त्यही भएर अफ भइदिएको।
4: यो फेसबुक लाइभ त माझकोटकाले नि हेऱ्यो होला नै।
2: हेरे नि, माझकोट मात्र होइन पुरै देश विदेश सबैतिरकाले हेर्न मिल्छ।
3: तेरो मम्मीलाई फेरि माझकोटकाले देखेन भन्ने ठुलो चिन्ता छ।
4: हो नि त, जे भए नि पहिल्यैबाट साथीसँग घुलमेल गरेको ठाउँ पो त। यो बर्थडे भन्ने सुरुमा त त्यही माझकोटबाटै त मनाइदिएका नि, तपाईँलाई त के थाहा थियो र?
3: ल ल भो, म त केही थाहा नपाउने परिहाल्यो नि।
4: हो नि त, आज पनि सबै खुसबीले सम्झेर गरे त हो नि, मलाई थाहा छैन र।
3: अब के गर्छौ त, मेरो बिर्सने बानी छ, मैले बिर्से पनि छोरीले सम्झे भइगयो नि त।
2: ल मैले त खाना राखिसकेँ है, किचनमै आउने कि त्यति ल्याइदिउँ?
3: यति ल्याउ नि त छोरी।
2: हस् हस् बुवा।
3: आज नाच्दा नाच्दा थाकेर होला, मलाई त भोक पनि बेसरी लागिरहेछ।
2: यी बुवा लिनुहोस् खाना, मम्मीले नि ल्याइहाले है।
4: खासै भोक लागेको त छैन।
2: लिनु। अनि तरकारीमा नुन ठिक छ बाबा?
3: एकदम ठिक छ, नराटी भन्ने हो भने तेरो मम्मीले भन्दा कहिले बनाएर खाना मिठो लाग्छ मलाई।
4: भो भो, बाउ छोरी मिलेर एक्लै नपारे हुन्छ। भोलिदेखि छोरी ट्युसन गइहाल्छ, त्यसपछि मैले पकाएको त खाने होला नि, अहिले छोरीलाई नफुर्काए हुन्छ।
3: मैले फुर्काउनै पर्दैन नि मेरो छोरीलाई। बाई र छोरीको कति तारिफ गर्छन् आजकल, तिमीलाई कहाँ थाहा?
2: कसले के भन्थ्यो र बाबा?
3: त्यही तिम्रो गेमको कुरा गर्छन्। तिम्रो खेल सिकाउने सरसँग भेट्दा थियो आज पसलमा। खुसबुको क्रिकेट खेल निकै राम्रो छ, परिवारको राम्रो सहयोग रहेछ, उनी त हाम्रो कलेजको गहना हुनु पो भन्दैथ्यो त।
4: हो नि त, केमा कम्जोर हाम्रो छोरी।
3: छोरी एउटा कुरा नडाटे भन त।
2: के कुरा बाबा?
3: तिमीलाई पहिला क्रिकेट नखेला भन्दा निकै पिर लाग्थ्यो होइन? पहिला मैले जे भने नि, अब चाहिँ भन्दिनँ, मजाले खेल, खेला अझ राम्रो बनाउनलाई कहाँ गएर सिक्नुपर्छ त्यो पनि सिक, बुझ्यौ?
4: हस् हस्। फेरि खेलमा प्रगति गर्नु भनेर बा आमाले दिएको छुटलाई दुरुपयोग चाहिँ नगर्नु है छोरी।
5: माझी बुढाबुढी एकअर्कालाई निस्वार्थ प्रेम गर्छन्, तर त्यस्ता निस्वार्थीका छोराछोरी स्वार्थी भइदिए।
6: को को भन्दा पनि नबोल्ने को हो? ए रमा, तिमी पो? अनि आज त कामबाट सबैले फर्किछौ त, सबै ठिक त छ नि?
7: ठिकै छ, काममा मनै लागेन, 10-5 जागिर भए पो, यो चर्को घाममा कति गाउँ गाउँ डुल्नु।
6: ए काममा पो मन नलागेको, म त नानीलाई केही भएर दौडिँदै आयो कि ठानिरहेको नि।
7: ए त्यस्तो त केही होइन दाई, बरु तपाईँले चाहिँ के गर्नु भएको? बच्चाले जस्तो कागज च्यातेर भुइँ बोरि फाल्नु भएको छ त।
6: कथा लेख्न बसेको, आऊ न बस।
7: हजुर।
6: अनि काममा मन चाहिँ किन लागेन त?
7: काम थालेको कति भइसक्यो, 4 भन्दा बढी बिमित बनाउनै सकिएन। दिनभरि अफिस, पसल, बजार, घर सबैतिर पुगेर हात जोड्नुपर्छ, यति हुँदा पनि मान्छेलाई बुझाउनै गाह्रो।
6: ए मेरै जस्तो रहेछ, अब किताब लेख्न थालेको यतिका समय भइसक्यो, अहिलेसम्म पुरा गर्न सकेछ।
7: अरूसँग आफ्नो दुःख साटौँ भने पनि रमिता मान्नेहरू मात्रै छन् जस्तो लाग्छ। दाई एकजना हो जोसँग ढुक्कले आफ्नो मनको कुरा भन्न सक्छु।
6: ठिकै छ त, म अन्त पनि बुझ्दै गरौँला, आतिनु हुँदैन कि?
7: दाईले ढाडस दिनुहुँदा होझै लाग्छ, मनमा शान्ति मिले जस्तो पनि हुन्छ। फेरि आफ्नो काम हेर्छु, आतुरी लागेर आउँछ।
6: हेर रमा,
5: जसले एउटा लक्ष्य लिएर सपना देख्छ नि त्यो व्यक्ति सफल पनि हुन्छ। सफलताको लागि काममा लगाव, मेहनत, योग्यता, क्षमता पनि आवश्यक पर्छ।
7: म काममा मेहनतै गर्ने मान्छे हुँदै तर एकातिर घरमा सासु श्रीमानको ताल, अर्कोतिर आफ्नो कामको बेहाल,
5: के भयो र घरमा? मैले त ठिकै देख्छु त।
7: बाहिरबाट हेर्दा त ठिकै होला, तर अचेल उत्सव र आमाले चकचके भो भनेर सन्देशलाई धेरै नै कुट्छन् दाई।
5: लौ हो र?
7: हो नि, कहिले थुन्ने कहिले रगत ताम्य हुने गरी कुट्ने। अस्ति पनि म नहुँदा भर्याङको खाबोमा बाँधेछन्, बाँधेको नाम्लो चुटेर भर्याङबाटै लडेछन्।
5: लौ के भएको त आमा छोरा? अनि चोट सोट?
7: धन्न ठुलो चोट लागेन दाई, अलिअलि दर्फरिएछ मात्रै। के भन्यो भने आमा छोरा दुवै रिसाउँछन् मात्रै। कहिले सुख पाएला खोइ।
5: हेर रमा, जिन्दगी भनेको सुख दुःखको खेल त हो नि। भन्छन् नि सुख त छेँडभरको पाहुना हो, दुःख नै जान भएर रहन्छ भनेर। तर कोसिस चाहिँ गरिराख्नुपर्छ, हार्नु हुँदैन नि।
7: हतपत हार खाने मान्छे त कहाँ हो र दाई म पनि। तैपनि कहिलेकाहीँ मन अत्तासिन्छ।
5: तिमीले सुख दुःखको कुरा गर्दा मैले लेखेको माझीको कथाको एउटा अंश याद आयो, सुन्छौ?
7: सुनाउनुहोस् न।
5: च्यादै फाल्दै गरेको यही कथा लेख्दा नमिलेको जस्तो लागेको कुरा हो कि, ल सुन है त। दिनभरि काम खोज्दा यताउता भौतारिरहेको बुढो माझी चिन्ता समेत थपिँदा झन गलेका थिए। उनी केही नलिए बुढो स्यालजै घर पुगे। बुढो रित्ते हात फर्किएको देखेर बुढीको आशा पनि मर्यो। तैपनि एकजनाको लागि पकाएको भात हेर्दै उनले भनिन्, मैले छिमेकीकोमा खाएर आएकी थिएँ, तिमी खाऊ यो भात। बुढो माझीले जिन्दगी बेहोरिसकेकी बुढीको अनुहार देखेरै बुझिसकेका थिए उसले केही खाएकी छैन भनेर। माझीले पनि झुट बोले, होइन होइन, मलाई बरु साउको घरमा सामान लगिदिँदा खाना पाकेको रहेछ, खुवाएर पठाए, तिमी खाऊ यो भात। एकले अर्कालाई झुट बोलिसकेपछि फेरि भात खाने कुरा पनि आएन। पाकेको भात अगेनाकै डिलमा राखेर दुवैजना सुते। जिन्दगीमा सुख र दुःख आफै भित्र हुन्छ। सुख खोज्दा दुःख झेल्ने वा दुःख गरेर सुख खोज्ने, यी माझी दम्पतिले जिन्दगीको यो यात्रासम्म आइपुग्दा भेउ पाएका छैनन्।
7: कति चोटिला कुरा, कति मिठो कथा। साँच्चै म त जागिर र घरको घनचक्करले गर्दा दुःखै दुःखको भुमरीमा पिल्छिरहेको रहेछु दाई।
5: रमा, तिमीलाई मिल्ने खाले जागिर म जसरी पनि खोज्छु, तर यो कुरा चाहिँ ललितालाई नभन्नु है। उसै त आजकल नाना थरी शङ्का गरेर न्यू मात्रै खोज्न थालेकी छ।
8: अरे त्यस्तो राम्रो गीत बजिरहेको थियो, एकछिन त्यो रेडियोको कान नबटारे हुन्न।
9: यो उमेरमा आएर पनि के का माया प्रीतिका गीत सुन्न पर्यो यसलाई? भजन सुन्ने उमेरमा केटाकेटीले सुन्ने जस्तो गीत सुन्न पाएन भनेर कराउँछे।
10: चेतराज दाई पनि मुख्य कुरो माया प्रीतिले उमेर हेर्छ र भन्या।
8: त्यही त,
9: अब माया प्रीतिले हेरेन भन्दैमा आफूले पनि नहेर्न भयो र भन्या। नमस्कार।
8: नमस्कार है डाङ्गी सर।
10: नमस्कार नमस्कार। आज ढेडो खाने योजना छ कि क्या हो भाउजू? मकै पिँदै हुनुहुन्छ त?
8: त्यही विचार गरे सर।
9: सर बस्नुहोस्।
10: चेतराज दाई, आजकल तल पसलतिर जानुहुन्न कि के हो? हिजो पनि आउनुहुन्छ कि भनेर अवेशमा बसे, बसेँ बिहान पनि यसो हेरेको हुनुहुन्थ्यो।
9: एक दुई दिन भयो अलि सन्चो नभएको जस्तो भएको छ, कतै निस्किनै मन छैन।
10: मुख्य कुरो के भयो?
9: खै त्यत्तिकै टाउको मात्र दुखिरहन्छ।
10: जचाउन जानु भएको छैन?
9: छैन।
8: जचाउन जानु त भने हो नि, माने पो।
9: दुई चार दिन हेरौँ, ठिक भएन भने जानु पर्ला। किन र सर, केही काम थियो कि?
10: तपाईँहरूलाई एउटा कुरो भनौँ कि भनेर आएको।
8: के कुरा होला सर?
10: कुसुमको बारेमा कुरा गरौँ भनेर हो।
9: ए,
10: कुसुम त्यस्तो राम्रो पढ्ने भइसकेका थिए, तर आजभोलि पढाइमा पहिला जस्तो ध्यान दिन नसके झैँ मान्दा छु है मैले।
9: हो र सर, घरमा त त्यसले पढेकै जस्तो लाग्छ।
8: अब पढ्छु भनेर कोठा थुनेर बस्छु सर, पढ्या हो कि होइन के जान्नु?
10: मैले पनि अस्ति उसँग कुरा गरेका थिएँ, केही पनि भनिन। न उसलाई केही समस्या पो परेको छ कि? एकपटक कुरा गर्नुहोस् है भाउजू।
8: होइन, त्यसलाई के अप्ठ्यारो पर्यो होला र?
10: त्यही पनि एकपटक के भयो बुझ्नुहोस् न।
8: हुन्छ, बुझौँला।
10: अनि अर्को कुरा चाहिँ, यो हरिश कुसुमलाई भेट्न स्कुल आइरहँदो रहेछ। अस्ति पनि स्कुलमा छुट्टी भएपछि दुईजना स्कुल पछाडिको चौरमा गफ गरेर बसिया देखाएको थिए।
11: होइन होला सर।
10: हो अब मैले धेरै चोटि देखाएको छु, त्यही कारणले पो हो कि कुसुमको पढाइमा ध्यान कम जान थालेको।
9: सबै कुरा बिग्रेकै त्यसैले गर्दा त होला नि सर।
11: जति सम्झाए पनि लागेन यो केटीलाई।
10: हेर्नुहोस् भाउजू, कुसुमको उमेरै यस्तो, अब उनीहरूलाई के कुरा सही के कुरा गलत भन्ने कुरा नै छुट्याउन गाह्रो हुन्छ, र हामीले कतिपय कुरा सही कुरा भन्दा भन्दै पनि उनीहरूलाई गलत लाग्न सक्छ। त्यसैले भाउजू, कुसुमलाई सम्झाउनु गाली गर्नु भन्दा पनि उसको मनमा के रहेछ बुझ्न पाए सजिलो हुन्छ।
11: खै के हो के हो।
10: हेर्नुहोस्, कुसुम चाहिँ स्कुलले धेरै आशा राखेको छात्रा हो, मैले पनि उसमा धेरै सम्भावना देखेको छु, त्यही भएर पनि तपाईँहरूसँग कुरा गर्न आएको। अहिले चाहिँ मलाई अलिक हतार छ, म चाहिँ अहिले लाग्छु।
9: चिया पिएर जान पाए नि हुन्थ्यो सर।
10: होइन होइन नखाऊ, अब मुख्य कुरो मेरो 5 बजेदेखि ट्युसन छ, अहिले चाहिँ म लागे है।
11: अरे यो केटीलाई जति भने पनि लागेन, यो गाउँबाट पठाइदिइहालौँ भने है दाइले पनि केटो खोज्नै सक्या होइन।
9: तेरो दाइले काम अनुसारको कुरा गर्ने भए त भइहाल्थ्यो नि,
11: जति खोजे पनि भने जस्तो केटा पाउनै गाह्रो भयो भन्नुहुन्छ। काम नै त्यस्तै गरेकी छ त त्यसले, के राम्रो केटा पाउनु।
9: हेर प्रेम कुमारी, अब गतिलो केटा खोज्नपट्टि लाग्यो भने कुसुमले पनि मिराको ताल नगर्ली भन्न सकिन्न, बरु जस्तो पाइन्छ त्यस्तैसँग कुसुमको बिहा गरेर पठाइदिइहालौँ।
12: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेको नफलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट 4 जना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा 1 जना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
13: गत हप्ता सोधेको प्रश्न थियो, तपाईँले नाटकमा सुन्नु भएको कुनै पात्र तपाईँको परिवार साथीभाइ वा छिमेकीसँग मिल्दोजुल्दो छ भने को जस्तो छ। यसमा तपाईँहरूले सौगात, निमकली, कुसुम, जगत, हरीश, विवेक, आयुष, खुशबू आदि नाम भनेर पठाउनु भएको छ। उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत हुम्लाबाट सौगात चैसी, कैलालीबाट पार्वती चौधरी, तेह्रथुमबाट अस्मिता दाहाल र ललितपुरबाट प्रसुन बन्जारा विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने 4 जनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, तपाईँ नाटकमा कुन पात्रको व्यवहार परिवर्तन होस् भन्ने चाहनुहुन्छ। प्रश्न फेरि एकपटक, तपाईँ नाटकमा कुन पात्रको व्यवहार परिवर्तन होस् भन्ने चाहनुहुन्छ।
14: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी 1 स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपे गुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 22।
2: बाबा बाबा
3: हाँ
2: थाहा छ लजु दिदी चोरी सिक्का घुमेर आएको रे नि।
3: ए हो
2: चिप्लेटी पिङ केक के खेलेको रे।
3: खेले के भयो त? पिपल छ तिमीलाई दिने माया मेरो
2: बाबा बाबा मनी त्यस्तै खेल्ने नि।
3: त्यस्तो खेलाउन बाबु लडिन्छ।
2: नै खेल्ने के
3: खेलाउन भनिरहेछ त फेरि।
2: त्यसो भए घुम्न लैजानु।
3: ए कति कराको उनीहरू घुम्न गयो भन्दैमा तँलाई जानै पर्छ र चुप लागेर बस।
2: बाबा बाबा कार्टुन
3: पर्दैन मैले हेरिरहेको देख्दैन अटेरी भएको त अहिले फेरि मम्मी गर्छ माया गर्यो झन् चुप लाग्दै भनिरहेछु।
2: बाबाले मलाई टिभी हेर्न पनि दिनु भएन।
3: अरे कुरा लाउनु त
4: होइन के भयो फेरि?
2: बाबाले मलाई पिट्नु भयो।
4: होइन यस्तो बच्चाले के कुटिरहेको?
3: के गर्नु त भने केही मान्ने होइन कहीँ नभएको अटेरी।
4: आफू चाहिँ के कम छोड छोरालाई मात्रै भन्छौ
3: तिमी पनि आएर फेरि धेरै किचकिन नहर है मलाई।
4: मैले बोल्यो कि कसुस हुन थालेछ नि आजकल यस्तो बेहोरा देखाउँछ अनि बच्चा पनि कहाँ नजिक पर्थ्यो त। ल चुप लाग तिमी पनि।
3: घरमा आएर त म एकछिन पनि आनन्दले बस्न नपाउने भएन अब।
4: त्यही त म त बसिरहेको छु नि आनन्दले। नरो ल भयो भयो यो स्कुलको ड्रेस खोल। के को नाइ फेरि यो ड्रेसै लाएर सुत्ने विचार छ क्या हो?
2: जाडो हुन्छ के?
4: अर्को न्यानो कपडा लगाइदिन्छु नि। भोलि लाएर स्कुल जानु परेन। हेर त यस्तो मैला भइसक्यो। खोल त छोरा ज्ञानी छ नि मेरो बाबु। खोलो खोलो।
2: मम्मी मम्मी मलाई चक्लेट दिनु है त।
4: ल ल म भोलि ल्याइदिउँला है। ल खोल त स्कुलबाट आएपछि ब्याउनेहरूले फेरिदिएको भए नि हुन्थ्यो नि। सबै मैले ब्याउनु परेको छ। ल यो लगाऊ।
3: होइन रमा म चाहिँ सुती सुती खाए जस्तो कुरा पो गर्छौ त। एकछिन के टिभी हेर्नु लागेको तिमीले देखि सन्न
4: नहेर भनेको छैन कसै।
2: मम्मी भोक लाग्यो।
4: भोक लाग्यो जाऊ हजुर मलाई भन। यसो शान्तिनो काम गर्दै त मलाई नि सजिलो हुन्थ्यो होला नि। हाम्रो नि फलामको जिउ होइन क्या रे सबैतिर मैले भ्याउनु पर्ने।
3: होइन के भयो कि रमा तिमीलाई? पहिले त यस्तो कुरा कहिले गर्दैनथ्यौ त। कि डक्टरको कुराले उचालिए के हो? के भयो किन बोल्दैनौ त?
4: के बोल्ने हो र म बोल्यो कि तिमी आमा छोरालाई रिस उठिहाल्छ।
3: फेरि आमाको कुरा चाहिँ कहाँबाट आयो नि? तिमी आजकल अलिक बढी नै बोल्न थालेछौ है रमा।
4: मैले बोला देखाएको छु नि आफूले गरेको कसले देखोस्।
3: होइन के चाहिँ गरेको छु मैले त्यस्तो?
4: घरमा के भएको छ कसो भएको छ सकेर गरेको छु कि नसकेर गरेको छु कि केही मतलब छैन।
3: के गर्नु तिमी नै भन त। कि काम गर्ने मान्छे ल्याएर राख्नु पर्यो अब त्यो हैसियत हामीसँग छैन।
4: काम गरिराख्नु पर्यो नि भनेको छैन नि। कमसेकम त्यो बच्चालाई पढाइदिए त हुन्थ्यो नि। उहाँ स्कुलबाट कम्प्लेन आइरहेछ यहाँ आफूलाई।
3: कस्तो कम्प्लेन?
4: कस्तो हुनु नि होमवर्क पनि गरिरहेको छैन रे भनेको पनि मान्दैन रे अरूलाई पनि पिट्छ रे। घरमा तपाईँहरूले ध्यान दिनु पर्यो नत्र स्कुलमा राख्न सक्दैनौ भन्दै थियो।
5: जहिले भोलि भोलि भनेर हुँदैन अध्यक्षज्यू।
6: हे तेरी नरिसाउनु न सौगात भाइ।
7: तपाईँ त आफ्नै खल्तीबाट पैसा हाल्ने जस्तै गर्नुहुन्छ त अध्यक्षज्यू।
6: तपाईँ पनि नरिसाउनु न नेत्र भाइ। सकेसम्म दुईवटा ट्याङ्की बनाउन पाए तल्लो गाउँकालाई पनि सजिलो हुन्थ्यो। काम गर्न अलिकति समय त लागिहाल्छ नि।
7: अरू कुरा मलाई थाहा छैन अध्यक्षज्यू। हाम्रो गाउँमा चाहिँ जति सक्दो छिटो काम सुरु हुनु पर्यो।
5: अध्यक्षज्यू तपाईँ पनि यही ठाउँको हो। तपाईँलाई हामीले पानीको समस्या छ भनेर भनिरहनु पर्छ र पानीको समस्याले काम गर्न गाह्रो भइसक्यो थाहा छ त तपाईँलाई।
6: बिल्कुलै हो सौगात भाइ मैले होइन भनेको छु र
7: मुखले मात्र हो भनेर हुन्छ त काम गरेर देखाउनु पर्यो नि।
5: हाम्रो युवा समूहले निवेदन लेखेर दिएको 4 महिना भइसक्यो अझै काम थालेको छैन। यस्तो तालले त यो वर्ष पनि बन्दैन पानी ट्याङ्की।
6: सुन्नुहोस् तपाईँहरू ओडा भेलामा पनि हाम्रो यसबारे कुरा भएको थियो। खाने पानीका लागि छुट्याएको बजेटले 2 ट्याङ्की बनाउन पुग्दैन। अब एउटा मात्र ट्याङ्की बन्ने भएपछि सबै ओडावासीलाई सजिलो हुने सोच्नु पर्यो नि होइन त सौगात भाइ?
5: तपाईँको कुरा ठिकै हो तर तल्लो गाउँमा भन्दा हाम्रो गाउँमा पानीको धेरै दुःख छ। साना गाउँमा त साना साना कुवाहरू थुप्रै छन्। अहिले एउटालाई मात्र पुग्ने बजेट छ भने यहाँ काम सुरु गरौँ त्यहाँ बिस्तारै बनाउन।
6: उनीहरूले पनि त त्यसै भन्लान् नि। यता पहिला गरे उताका रिसाउने उता गरे यताका रिसाउने अब सबैलाई मिलाएर राख्नै पर्ने
7: मिलाएर राख्न पर्यो भनेर एउटालाई मात्रै मारमा पार्ने काम त गर्नु भएन नि अध्यक्षज्यू।
6: नरिसाउनु न नेत्र भाइ, हेर्ने नै हो भने हाम्रो ओडाभरि चार ठाउँमा ट्याङ्की चाहिएछ, आवश्यकता धेरै छ, बजेट कम छ, काम गरौँ भन्दा पनि काम गर्नै पाएको छैन।
5: बजेट कम छ, सबै ठाउँका लागि एकैपटक काम गर्न सकिँदैन भने जहाँ धेरै आवश्यकता छ त्यहाँ काम थालौँ, काम गरौँ नै भनेर लाग्यो भने गर्न नपाइने हुन्छ र अध्यक्षज्यू।
7: काम त गर्न पाउनु पर्यो नि।
6: त्यसो भए यसो गरौँ सौगात भाइ, सबै ओडाको प्रतिनिधित्व गर्ने गरेर तपाईँहरू एउटा समिति बनाउनु र अहिलेलाई ट्याङ्की कहाँ बनाउने भनेर समितिबाटै निर्णय गरी लिखित रूपमा ओडामा बुझाउनुहोस्, हामी त्यही अनुसार काम थाल्छौँ।
7: अहिले चाहिँ ठिक कुरा गर्नुभयो अध्यक्षज्यूले।
5: हुन्छ नि त, जति सक्दो चाँडो हामी समिति गठन गर्छौँ, त्यसो भएपछि हामीलाई छलफल गर्न पनि सजिलो हुन्छ।
6: हेलो हजुर, हजुर राजेन्द्रजी, म निस्किहालेँ। हुन्छ हुन्छ, सुन्नुहोस् न मेरो एउटा मिटिङ छ, अहिले म निस्किन्छु, तपाईँहरू त्यसै गर्नुहोस् न त है।
5: हस् अध्यक्ष, नमस्कार।
6: ल नमस्कार।
5: बुढा कामभन्दा कुरा धेरै गर्छन्
7: हो भने, यो पानीले त धुरुकै पारिसक्यो, अब आमाको घुँडाको समस्या छ, गाग्री बोक्न सक्दिन भन्नुहुन्छ, इन्दु पनि पानी ओसार्दा पेट दुख्छ भन्छ, मैले कता मात्र गर्नु के।
5: त्यही त दाई, मलाई पनि अहिले नै कहिले काहीँ पानीले अप्ठ्यारो पार्छ, अब झन् बाख्रा थपो भने यस्तो पाराले कसरी हुने खै।
7: साँच्ची ब्याङ्कबाट ऋण लिने कुरा के भयो?
5: प्रोसेस हुँदैछ दाई।
7: के टाउको दुखाउनु मन लाग्यो होला, अहिले पनि पुगेकै छ, अलिकति भएको खेत पनि ब्याङ्कमा धितो राखेर हुन्छ भाइ, त्यही पनि गयो भने
5: राम्रो हुन्छ कि भनेरै गर्न लाग्यो हो, आफूले सक्दो गर्नु।
7: मलाई चाहिँ कति कति ऋण लिन लाग्यो अरे?
5: माग्न त सात मागेको छु, हेरौँ धितोले पुग्छ कि पुग्दैन।
7: लाख? त्यत्रो पैसा बाख्रामा हालेर के होला खै, भन्ने जति मूल्यमा बेच्न पाए त हो होला, कहाँ लगेर बेच्नु, बजारमै छैन कसले किन्नु।
5: व्यापार भनेकै त्यस्तै त हो नि नेत्र दाई, कति विदेश गएका फर्केर बाख्रा पालेर महिनाको लाखौँ कमाएका छन्, गर्छु नै भनेर लाग्यो भने कसो नहोला।
7: लौ लौ, मैले भने मान्छौ भने त त्यत्रो पैसा नडुबाऊ है।
5: अब पहिला ब्याङ्कको पैसा त आओस्, काम सुरु गरौँ अनि पो।
7: काम बढाउँछु भन्छौ, अब काम बढाएपछि काम सघाउने मान्छे पनि त बढाउने होला नि होइन?
5: बिस्तारै त्यसका बारे पनि सोचौला नि भाइ।
7: तिमी पठाउन चाहिँ हतार गर्ने, ल्याउन चाहिँ नखोज्ने, यस्तो पाराले चाहिँ भएन है सौगात।
5: के भन्नुभयो नेत्र दाइ, मैले बुझिनँ त तपाईँको कुरो।
7: कुसुमको कुरा गरे कि, कुरो कहाँ पुग्यो?
5: कुरा के भन्नु नै थाहा छैन, कहाँ पुग्यो कि पुगेन कसरी भन्नु। मैले कुसुमको के कुरा जान्न खोज्नु भएको दाइ तपाईँले?
8: पकौडा त मिठो है।
9: आयुष, तिमीले साइन्सको नोट बनाइसक्यो त?
8: छैन, अब बनाउनु पर्ला, तिमीले बनायो र?
9: आफू चाहिँ यहाँ तिम्रो नोट पढौँला र एक्जामको तयारी गरौँला भनेर बसिरहेको थिएँ, हुन त कहाँ घुम्दै फुर्सद छैन होला, नोट त के बनाउनु भ्याउँछ र?
8: कहाँ घुम्न जानु र, यहाँ पैसा खडेर राजुलामा।
9: हिजो त फेसबुकमा पुरै खतरा खतरा फोटो आइरहेको थियो त।
8: ए त्यो त यहीँ विलासनगर पार्कको फोटो हो।
9: हाम्रो विलासनगरमा त्यस्तो ठाउँ नै छैन, त्यस्तै गफ दिने। कस्तो त यहीँको पार्क हो, नडाडी भन त।
8: प्रमिस हो, तिमीलाई किन झुट बोल्नु र? खुर्सानी टोकेछ पाइन्छ त
9: इल्यु ध्यान अन्त्य भएपछि खोर्सानी मात्रै होइन के खान्छौ खान्छौ। ल यो अचाना लगाएको पकौडी खाऊ त, यसले ठिक हुन्छ इल्यु।
8: पकौडी भएको खुर्सानी खाइरहेको छु, झन् पकौडी दिन्छ यार।
9: बढी नै पिरो भयो र यो चकलेट खाऊ त।
8: त्यति सबै होइन, अलिकति देऊ न
9: इल्यु।
8: ओए टोकेरै दिएको
9: खाऊ न खुरुक, भाँचेर दियो भनेको हात फोहोर रहेछ त्यही भएर
8: खाइदेऊ। म त पिरो सहनै सक्दैन क्या, कस्तो भयो भने।
9: खुब एक्लै एक्लै घुम्न गएको ठिक्क भयो तिमीलाई त, यहीँनिरको पार्क जाँदा पनि थाहै नदी जाने, हामीलाई नै भनेको भए के थाहा, हामी पनि जान्छ।
8: अब तिमी थ्री स्टार ग्रुपमा हेर्दैमा फुर्सद छैन अनि
9: के हो त्यो थ्री स्टार भने फेरि?
8: हाम्रो कलेजको थ्री स्टार को छ भन त।
9: मलाई के थाहा को थ्री स्टार को फोर स्टार भनेर, तिमी आफै भन न थाहा भएको मान्छेले।
8: तिमी खुसबु अनि बिनिता हाम्रो कलेजका थ्री स्टार, कहिल्यै नछुट्ने।
9: ए त्यस्तो पो, जे पायो त्यही
8: मेसेन्जरमा पनि 3 स्टार भनेर ग्रुप बनाएर रहेछ त आउँदै थाहा हुँदैन
9: आमा यो आइस त कस्तो घुसघुसे रहेछ कसले भने तिमीलाई भन त त्यही बिनीले भन्यो होला
8: बिनिता मसँग बोल्दा त बोल्दैन झन् यस्ता कुरा त के गर्नु र
9: के रे के रे फेरि भन त अस्ति त त्यहाँ टिटी बोर्ड पछाडि खुब मस्की मस्की कुरा गरिरहेको थियौ त अहिले चाहिँ बहाना बनाएको हेर नि त्यहाँ
8: ल कहिले मस्क्यो म
9: अब जहिले भए पनि मैले देखाएको थिएँ क्यारे गफ नान अहिले चाहिँ केटी भेटेपछि त खुबै मस्किनुपर्छ है तिमीलाई पनि
8: खै म त कसैसँग मस्के जस्तो त लाग्दैन
9: अँ कहाँ लाग्थ्यो त त्यो मस्किने बेला म नजिक भएको भए मैले जानेको थिएँ तिमीलाई
8: के गर्थ्यो र
9: के गर्थ्यो भन्ने त त्यति बेलै थाहा हुन्थ्यो भइगयो बोर तिमीले फेसबुकमा राखेको फोटो मलाई कस्तो मन परेको थियो अरू पनि फोटो खिचौ होला नि खै देखाउ त
8: कुन फोटो पार्कको
9: अँ हेरौँ न एकपटक त के चेन्ज भएको रहेछ
8: खै त यहाँ यस्तो स्ट्याचु बना अनि यता फेरि यो वाटर फाउन्टेन अनि यता हेर त यो परीको मूर्ति
9: आहा कस्तो राम्रो बस्ने ठाउँ पनि रहेछ है
8: यो कपाल बेन्च हो के गर्लफ्रेन्ड र बोयफ्रेन्ड बसेर मिठा मिठा कुरा गर्ने आफ्नो त छैन एक्लै टुसुको बस्यो फोटो खिच्यो आयो बिचरा म
9: अनि लगे भए भइहाल्थ्यो नि यसो बजारतिर थिएनन् खुब एक्लै एक्लै जान्छ अनि
8: साँच्चै तिमीलाई भनेको भए जान्थ्यौ त तिमी
9: के गर्थ्यौ त त्यति बेलै थाहा हुन्थ्यो आफूले हेर न थाहै नदिए त्यति राम्रो फोटो खिचेर आएछौ डिस्टर्ब गर्थ्यौ भनेर होला नि
8: मलाई के को डिस्टर्ब नि
9: त्यही पनि कस्तो म्यासेज हो यो हेलो कालु मुनुलाई किन बिर्सेको
8: आउँछ हेर बेलानुको बेला
9: खै खै देखाउँदै हेरौँ फेरि आयो फेरि के लेख्यो देखाउन म हेर्छु के
8: तिरिगा के होइन यो मिस्टेकले आयो होला
9: त्यही त के रहेछ देऊ त म पनि हेर्छु एकचोटि यो को चाहिँ रहेछ पटक पटक यसरी झुकिरहने
8: कस्तो के मलाई पनि त थाहा छैन हेर न
9: खुडुको मोबाइल देऊ त यहाँ
8: किन चाहियो क्या तिमीलाई
9: देऊ भनेपछि देऊ न यो मुनु शर्मा भनेको हो भन त यो केटीसँग तिम्रो के सम्बन्ध छ
10: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ गत हप्ता सोधिएको प्रश्न थियो बड्डाचौरमा कसको विवाह गरिदिने कुरा चलिरहेको छ यसको सही उत्तर हो कुसुमको सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कञ्चनपुरबाट मन्दिर चौधरी बैतडीबाट शर्मिला विष्ट रोल्पाबाट ललिता मगर र सोलुखुम्बुबाट एम कुमार घिसिङ विजेता बन्नुभएको छ तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई तपाईँले ₹200 रिचार्ज जित्नु भएको छ अब यो हप्ताको लागि प्रश्न रहेको छ गर्भावस्थामा कम्तीमा कति पटक स्वास्थ्य जाँच गराउनु पर्दछ प्रश्न फेरि एकपटक गर्भावस्थामा कम्तीमा कति पटक स्वास्थ्य जाँच गराउनु पर्दछ
0: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013456767 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ रेडियो नाटक रोपे गुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2 त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ हवस् त रोपे गुना फलको अर्को अङ्कमा भेटौँला नमस्कार

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 11।
2: यहाँको चिया चाहिँ जहाँ गए पनि सम्झिराख्ने हुन्छ है रोजिना।
3: तिमीलाई त जहाँ गए त्यहीँ राम्रो भइहाल्छ नि। अस्ति त कलेज छेउको चिया पसलमा पनि यहाँको चिया त कस्तो मिठो भन्दै थियो त।
2: छैन त अनि
3: ल भन त, यहाँ चिया पसलमा किन बोलाएको तिमीले?
2: ल चिया पसलमा किन बोलाउँछन्? चिया खान नि।
3: अन्त कहीँ नभए जस्तो, जहाँ अब चिया खान पनि यति टाढा हुनुपर्छ त।
2: होइन, तिमी पनि बजार आएको छु भन्यौ, त्यही भएर यतै नजिक पर्ला भनेर।
3: अनि तिम्रो
2: कस्तो भन त के भन्दै थियो?
3: अनि तिम्रो हालचाल के छ सुनाऊ भनेको। अनि क्रिकेट कस्तो चल्दैछ त?
2: राम्रै भइरहेछ, प्र्याक्टिस गइङ अन।
3: गुड गुड गुड। ए अनि बधाई छ है, खुसबुले पनि खुब तारिफ गर्दै थियो तिम्रो गेमको। अझ त क्या दामी दामी सर्ट हान थालेछ अरे त।
2: अब अर्को हप्ता एउटा म्याच हुँदैछ, हेर्न आऊ न।
3: हेर मिल्यो भने आउँला।
2: कस्तो मिल्यो भने नि?
3: अब त्यतिका समय कलेज छुटिसक्यो, एक्जाम पनि आउन थालिसक्यो, अनि पढ्नु परेन त।
2: त्यो त पर्यो। अनि अहिले त तिम्रो खुट्टा ठिक छ नि?
3: अहिले त ठिकै छ, कहिलेकाहीँ चाहिँ अलिअलि दुखिरहेको हुन्छ। यहाँ हेर न, अझै ब्यान्डेज लगाइरहेको छु।
2: तिमी कहिले फुल्ली ठिक हुन्छौ होला है, कति गेमहरू खेल्न पाएनौ।
3: तर अझै केही समय खेल्दिन होला म त। कसको फोन हो? उठाउँदा भइहाल्छ त।
2: होइन, त्यो चाहिने फोन होइन।
3: के म भएपछि चाहिँ उठाउन नमिल्ने फोन हो?
2: ए त्यस्तो होइन,
3: के थाहा हुन पनि सक्छ नि। केटीहरूको फोन भए पनि उठाएर आनन्दसँग गफ गर्दा हुन्छ है, म त माइन्ड गर्दिनँ नि फेरि।
2: तिमीले भने जस्तो होइन क्या, यो विवेकको फोन हो।
3: अब बहाना बनाउनु पर्छ त विवेकको फोन भनेर।
2: हो के कसम।
3: अनि विवेकको फोन पनि उठाउनु किन यति गाह्रो छ तिमीलाई?
2: उठाएर पनि के गर्ने, तनाव मात्रै गर्छ
3: भनेको।
2: फोन उठाउनु पर्छ, सुरुमै आइज सुटिङ जाम भन्छ, आफूलाई झ्याउ लाग्छ। अनि
3: लो किन नि सुटिङमा चाहिँ विवेकले फिल्म खेल्न थाल्यो र?
2: कसले फिल्म खेलाउँछ र त्यसलाई फिल्म खेल्नलाई? फिल्म खेल्नलाई त चान्स पनि पाउनु पर्यो नि।
3: अनि किन त फेरि सुटिङमा चाहिँ जानुपर्ने?
2: त्यहाँ एउटी मोडलसँग चक्कर चलेछ अरे के, दोरी डान्स वालीसँग।
3: ए त्यस्तो भयो,
2: त्यही भएर मलाई दिक्क पारेछ भने।
3: अनि जाने नि त, आफूले पनि खोज्दा भइहाल्यो।
2: मैले त्यस्तो गरौँला जस्तो लाग्छ तिमीलाई?
3: के थाहा भित्रभित्र पुरै सेटिङ मिलाएको होला।
2: छैन यार त्यस्तो, कसम छैन, आफूलाई त त्यस्तो सेटिङ सेटिङ केही मिलाउन आउँदैन।
3: सङ्गत त त्यस्तैको छ।
2: त्यस्तो पनि छैन है विवेक दाई।
3: छ कि छैन त्यो त हामीलाई पनि मजाले थाहा छ, हुन त के सबै केटाहरू उस्तै त हुन् नि।
2: त्यो चाहिँ के भन्यो नि फेरि?
3: केही होइन, केटाहरू को चाहिँ कम छन् र भनेको नि।
2: सबैलाई चाहिँ नभन है, म चाहिँ त्यस्तो छैन।
3: के थाहा
2: तिमीलाई मेरो विश्वास लाग्दैन?
3: खै अब लाग्छ भन्नु कि लाग्दैन भन्नु।
2: किन नि?
3: ल एउटा कुरा नराटी भन त आयुष।
2: के कुरा?
3: तिमीले कलेजमा साथीहरूसँग मेरो बारेमा केही कुरा गरेको थियो।
2: कस्तो कुरा?
3: त्यही रोजिना त मेरो गर्लफ्रेन्ड हो भन्दै हिँडेको छ अरे त।
2: ल कसले भनेको? मैले त्यस्तो केही पनि भनेको छैन है रोजिना।
3: खै अब मलाई मेरो साथीहरूले सुनाए, मैले त्यही भएर तिमीलाई सोधेको।
2: उनीहरूले आफैले कुरा बनाएर भने होला अनि
3: नभनेको भए त ठिकै छ, नत्र चाहिँ।
2: ल मैले भनेको भए के गर्थ्यो?
3: म तिमीसँग जिन्दगी पनि बोल्दिन थिएँ।
2: रोजिना यो कुरा छ नि, यो हल्ला मात्रै नभएर मैले तिमीलाई साँच्चै मन पराएको रहेछु भने चाहिँ।
4: कठैदैन गणले घुमौरो पर्यो लोरी बगाउँदैन।
5: यति काम गर्दा ज्यान थाकेर फत्रक्कै, बुढेसकालले छोए जस्तो छन् होइन?
6: तिमी म भन्दा दुई चार वर्षले त जेठी छौ नि दिदी, के को बुढेसकालले सुन्छ अहिले नै?
5: पचास कटेसी नि तरुनी छु भन्यो होली, गालामा यता गर्ने सात उता गर्ने सात ठाउँमा चाउरी देखिन्छ।
6: गाला चाउरी परेर केही हुन्न दिदी, मना पर्नु भएन। कुरो त्यति हो,
5: देखेछु बेला बेला मना पलाएको कुरा पनि।
6: के भन्छौ?
5: बुढा बाहिरबाट आउने बित्तिकै ए मेरी नैन तिमी बिना जिन्दगी केही छैन भनेर मसेको नदेखे हौ र?
6: सबै कुरो चियो गर्थ्यौ कि क्या हो दिदी?
5: आँगन जोडेको घर भएपछि के को चियो गर्नुपर्छ र? देखिहालिन्छ नि थर्लङ्ग।
6: या दिदी पनि यसपालि गोलभेडा राम्रो फल्या रहेछ है दिदी।
5: अँ राम्रै छ, हेर न पाक्न थालेछन्। यसपालि त काउली पनि लाउँ कि भनेको, कस्तो हुने हो?
7: के गर्नु, काम एउटै नगर्ने, जहिले पनि यस्तै गरेछ यस्तै गरेछ।
6: ओहो पुरै रातो पिरो भएर आउनु भएको छ नि निम्कली दिदी, झगडै गरेर आउनु भयो कि के हो?
7: गर्न पर्ने ठाउँमा त गर्न नि पर्यो नि, चुप्प लागेर हुन्छ?
5: के भएर निम्कली दिदी,
7: के हुनु नि? बजेट जति खर्लप्पै दुई नम्बर वडामा खने आएछन्।
5: हाम्रो वडामा बोल्ने खोजी खबर गर्ने कोही छैन, आफ्नो दुःख छँदैछ।
7: आमा समूहको भवन बनाउने बजेटका बारेमा त्यत्र कुरा गरे होइनौ हामीले? बजेट नै पो छुट्याएको रहेनछ त तिनीहरूका राजनीति, मैले नबुझेकी हुँ र?
6: अनि अस्ति नै त हुन्छ भनेको थियो त होइन र? केही भन्नु भएन?
7: बाँकी राख्छु तिनलाई, भर्खरै वडा अध्यक्षसँग शालिक चोकमा चरचरी बाजेर आएकी हुँ।
5: के भने त अध्यक्षले?
7: यसपालि यस्तै भयो, अर्को पालि मिलाम्ला रे, मैले पनि बजार थर्कने गरी झपारे।
5: भन्न त बाँकी राख्नुहुन्न निम्कली दिदीले।
7: त्यही भएर त सबैको अगाडि मै नजाती हुन्छु नि, मलाई त दिक्क लागिरहेछ यो समूह समूहमा नि बस्दिनँ म अब। उपाध्यक्ष पद दिएका छन् काम न काजको,
6: छोड्ने विचार गर्नु भएको त होइन नि?
7: बसेर नि के गर्नु, ए के भनिदिएको नि, जमाना निम्कली खत्री भनेपछि टोलै थर्किन्थ्यो, अहिलेका मान्छेले गर्नै छोडे।
5: सधैँ उस्तै त कहाँ हुन्छ र दिदी, अब बुढेसकाल पनि लाग्यो, अब बैसा जस्तो जोस कहाँ आउँछ र सधैँ?
7: कोही भन्दा कम छैन अहिले पनि, परि आए जे नि गर्न सक्छु भन्ने छ के?
6: त्यो त गर्नुहुन्छ देखिरहेकै कुरो हो नि।
5: त्यही त, एक्लैले त्यत्रो घर व्यवहार धानेर पनि अचार बनाएर बेच्न भ्याउनु भएको छ, छोरा बुहारले केही सघाउने होइन दिदीलाई?
6: ए साँची दिदी, त्यस्तो गर्दा पनि तपाईँको बुहारी रमाले जागिर छोडिन है?
7: छोडिन, छोरो नै उस्तै भएपछि के लाग्छ र?
6: उत्सवले त आफ्नो आमाको दुःख देख्नुपर्ने हो के?
7: देख्यो दुःख, उसकी बुढी भएपछि मलाई गन्छ?
5: ए साँची, अनि उत्सव फेरि बाहिर जान लाग्यो हो र? गाउँमा त त्यस्तै हल्ला छ त।
7: ए मान्छेलाई जे भन्दै नि भएको छ।
6: अस्ति मैले उत्सवलाई भेट्दा नि निम्म परेको देखेको थिएँ, केही खटपट भाव र घरमा? नत्र त्यस्तो फुर्तिलो मान्छे?
7: सब त्यही हाकिमनीले गर्दा हो, बुहारी गतिलो नभएपछि छोरोले दुःख पाउँछ भनेर भन्थे हो रहेछ।
6: कसै कसैको ग्रह नै त्यस्तै हुन्छ क्या दिदी।
5: ग्रह भन्दा पनि यसो कुरा सुन्दा त मलाई उत्सवलाई टुना मुना पो लाएको हो कि जस्तो लाग्यो है दिदी।
7: जो जोले जे जे लगाएको भए पनि अब यो निम्कली चुप लागेर बस्दिन, तिमीहरू हेर्दै जाऊ।

0: मजाले होला
1: के गो अल्लामा कुसुम किन उता फर्केको
0: कपाल अड्किएर सर
1: कपाल अड्किएको हो कि अर्काको सार्न लायो गौरी आफ्नो कापी सबै लेख ओए रामगाजी अगाडि
2: पानी छ कि भनेर हेरे सर
1: हप्ता भरलाई पुग्ने पानी आजै खान्छस् कि क्या हो कञ्चन त्यो पानीको जग्गा त ल्याउने हो ल पानी
0: सर थप कापी दिनु न
1: ए गौरी हो है ल
3: ओ गौरी के भो क्वेसन नम्बर 3 को एन्सर देखान
0: पक्ने एकछिन म अहिले सकेर देखाउँछु कि
3: अहिले नै देखानु सर पछाडि काबेला
0: हे पक्न लेख्दैछु कि कस्तो अहिले बिर्सिन्छ फेरि मैले पनि
3: कति नम्बरको लेख्या
0: 6 नम्बर
3: कापी यता फर्का त म सार्छु फर्कन छिटो
1: के भइरहेछ त्यहाँ गौरी कुसुम
4: के होइन सर
1: है कुसुम

0: क्वेशनमा त सारे हो कि मुख्य कुरो एन्सर नै लेखिरहेछ हो
1: एन्सर नै लेखा छु सर
0: ठिक छ ठिक छ फेरि एन्सरको ठाउँमा कविता पो लेखिया हो कि भनेर नि कति बोलिरहेको यिनीहरू
1: सर म टोयलेट जाउँ
0: अघि नै गए नि तिमी पर्दैन
1: प्लिज सर गाह्रो भइसक्यो कि
0: त्यसो भने कपी बुझाएर जाऊ खै कपी देऊ
1: भयो सर लेखिसकेकै छैन
2: ओहो फेरि गरा कसले छोडेको छोडेछ आज बदम खाएर आयो क्या हो केटाहरूले
0: किन हाँसिरहेको छ तिम्रो ओए रामकाजी कापी दे तर छिटो गरे
3: सरी सर लास्ट चान्स अझै म हल्ला गरिदिन्छु सर खुरु खुरु लेख्छु
0: त्यसो भए दुवै कानसम्म त 10 मिनट उभिरा
3: प्लिज सर
0: ओए तँलाई कानसम्म भनेको हो कि नाक
2: सर गनाइरहेको छ कि अहिलेसम्म
0: अब व्रत बोलिस् भने घर पठाइदिन्छ तँलाई त्यहाँ रुखर लेख तिम्रो ध्यान दिएर लेख है सबैजना त्यहाँ हल्ला गर्ने होइन
1: तैँले क्वेसन नम्बर 4 लेखिस् लेख्न त लेखे तर केही मिलाएको छैन मेरो जे पाइ त ल्याएको छु एकपटक देखा न मिल्दैन के सर भएर गएको बेलामा देखाउन छिट्टो कन्चन ल के देखाउने खै केही त ल्याएको छैन आम्मा यत्रो लिएर के ल्याएको छैन भन्छे कस्तो चुच्ची पकाइ म सार्छु कहाँ म यत्तिकै बस्नु कि के हो देखाएर मसँग छिर्छ त्यही सार आफू कस्तो छुपाहरू जस्तो रहेछ यो त भो मलाई त डर लाग्छ ला कपी मुनि राख अनि नदेख्ने गरी सार केही नै हुन्न ल खैथ्यो नि त
0: एकछिन बाहिर के गएको थिएँ फेरि अलसर भइसक्यो कुसुम त तिम्रो कापी मुनि के हो खै त्यो कापीमा देऊ यता
1: सर सरी खासमा
0: अब मलाई केही सुन्नु छैन चुप्प लागेर खुरुक्क घर जाने जाऊ
4: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ गत हप्ता सोधिएको प्रश्न थियो नाटकमा भविष्यमा कवि बन्न चाहने पात्र को हुन् यसको सही उत्तर हो कुसुम सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत अछामबाट दीपक परियार कञ्चनपुरबाट हिना बोहरा कैलालीबाट देवेन्द्र धामी र बर्दियाबाट शान्ति थारू विजेता बन्नुभएको छ तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई तपाईँहरूले ₹200 रिचार्ज जित्नु भएको छ अब यो हप्ताको लागि प्रश्न रहेको छ विलासनगरका आयुष र खुशबु कुन खेल खेल्न मन पराउँछन् प्रश्न पुनः एकपटक विलासनगरका आयुष र खुशबु कुन खेल खेल्न मन पराउँछन् नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9815750008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2 त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ हवस् त रोपेगुना फलको अर्को अङ्कमा भेटौँला नमस्कार

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 61
2: ल एक एक ग्लास तात तातो दुध खाओ त तिमीहरूले बिस्कुट चौचौ खानु हुँदैन भनेर मैले कति पटक भने थिएँ तिमीहरूलाई रोटी छ रोटी खाने
3: हजुर
2: ल दुध र रोटी खाउँछ छोरी

0: बाबामा र त्यही राखिदिनु अहिले खान्छु।
1: अनि के घोक्दैछौ त? परिवार परिवार भनिरहेछौ।
0: यो चाहिँ घोक्नै पर्ने छ के बाबा। भोलि स्कुलमा एकल परिवार वा संयुक्त परिवार भन्ने बारेमा वक्तित्व कला प्रतियोगिता छ के बाबा।
1: ए हो र, कस्तो राम्रो विषय रहेछ। अनि वक्तित्व कलामा चाहिँ घोक्नुपर्छ भनेर भनेको छ र कसैले? यस्तो कुरा त झन् बुझेर पो भन्ने हो त
2: दादा। वक्तित्व भनेको के हो?
1: वक्तृत्व कला भनेको बोल्न सक्ने खुबी भनेको हो क्या छोरी। ल लजु सुनौ त, तिम्रो तयारी कस्तो रहेछ?
0: तयारी नै भएको छैन त्यसैले त घोकेको बाबा।
1: जति तयारी छ त्यति सुनाउन छोरी।
0: आदरणीय प्रधानाध्यापकज्यू, गुरुवर्ग र मेरा प्यारा प्यारा साथीहरू, आजको यस वक्तित्व कला प्रतियोगितामा म एकल परिवार बारे आफ्नो धारणा राख्न गइरहेकी छु। म भन्दा अघि बोल्नुहुने साथीले जसरी संयुक्त परिवार बारे बोलेर जानुभयो, त्योभन्दा अघि परिवार भनेको के हो म भन्न चाहन्छु।
1: एकदमै राम्रो।
0: बाबा पनि त्यसै क्या, राम्रो भएकै छैन मलाई थाहा छ।
1: तिमीले आफै यति धेरै कोसिस गरिसकेछौ, अब यही राम्रो हो। अलिकति थप मेहनत गर्यो भने अझ राम्रो हुन्छ।
0: कसरी बाबा?
1: कोसिस गर, अभ्यास गर, बोल्ने कुराहरूको बुना टिपोट गर। एकल परिवार राम्रो भन्दैछौ भने किन राम्रो हो भनेर व्याख्या गर।
0: त्यो त मैले कापीमा नोट बनाइसकेकी छु।
1: यति गरेर ढुक्कले बोल्यौ, हडबडाइनौ, चाहिँ लाइक जस्तो शब्दहरू भनिनौ र बोलुन्जेल निर्धक्क भयो भने त गजब भइहाल्यो नि।
3: होइन, के गजबको कुरा हुने भइरहेको छ बाउछोरीको?
1: ए ललिता, हाम्रो छोरीले वक्तित्व कला प्रतियोगितामा भाग लिँदैछिन् नि।
3: अँ, पढाइमा फर्स्ट हुने त त्यस्तै हो, यस्तै यस्तैमा गजब भयो भइहाल्यो नि।
1: अब तिमी फेरि आउँदा नआउँदै बाटैबाट सुरु हुन्छ है।
0: ल बाबा, म उता गएर पढ्छु है।
1: अब बोल्ने कलाको विकास हुनु पनि आफैमा राम्रो कुरा त हो नि। क्लास फर्स्टै हुनुपर्छ भनेर बच्चालाई टर्चर दिनु त राम्रो होइन नि।
3: अँ कि अँ, जस्तो ठाउँमा बसेका छौ उस्तै स्वभाव हुँदैछ तिम्रो पनि। यो जङ्गली ठाउँको सोमत नभएका मान्छे देख्दा त मलाई यहाँ बस्नै मन छैन। सरुवा भए त गइहाल्नुहुन्थ्यो।
1: ल अब के भयो आज फेरि? अब आउने बित्तिकै हाँडीको मकै पड्किया चाहिँ पड्किरहेको छ त ललिता। के भयो?
3: ऋण लिन आउँछन् त्यही पनि आधा अधुरा कागज लिएर। नीति नियम बुझ्नु, कागजमा लेखेको पढ्नु केही छैन। ऋण पाउनु त हाम्रो हक हो भन्दै उफ्रिन्छन्, झगडै गर्न आउँछन् यार।
1: अनि उसो भए ठाउँ फेर्दैमा यो तनाव आउँदैन त?
3: सबै ठाउँमा उस्तै मान्छे पनि त हुँदैनन् होला नि।
1: हेर ललिता, जता गए पनि उस्तै नै हो क्या तनाव त।
3: कुनै दिन त अवश्य सरुवा होला नि, त्यति बेला त यो ठाउँ छोड्नै पर्ला। आज भोलि नै छोड्न पाए त आनन्द हुन्थ्यो।
1: अरू तीन चार वर्ष त लाग्ला नि। मेरो किताबको पनि काम चलिरहेछ, यता क्याम्पसमा पनि लिटरेचरको क्लास लिँदै भन्दैछन् मलाई।
3: ए उसो भए तिम्रो लागि भए पनि बस्नै पर्ने होइन त हामीले यहाँ?
1: कस्तो कुरा गरेको के? मेरो मात्रै कुरा हो र भने, यी बच्चाहरूले पनि अब वर्ष वर्षमा कतिवटा स्कुल शिक्षक र साथीभाइ फेर्दै हिँड्नु त। फेरि यो ठाउँको सबै मानिसहरू खराब पनि त छैनन् नि।
3: तिमीलाई यो ठाउँले मोहनी लगायो कि यहाँको मान्छेले मोहनी लगायो केही थाहा छैन मलाई।
1: मलाई त माझी बुढाबुढीको कथाले मोहनी लगाएको छ। कथाको अर्को च्याप्टर पनि आजै सकाएँ नि मैले। त्यो पनि सुन्यो भने त तिमी पनि मोहित हुन्छौ, सुन्छौ?
3: सुन्दिनँ म, आफूलाई यहाँ आफ्नै जिन्दगीको च्याप्टरको चिन्ता छ, उसलाई माझी बुढाबुढीको कथाको च्याप्टर।
1: जिन्दगीलाई हेर्ने हाम्रो दृष्टिकोण मात्र फरक भएको हो क्या ललिता। मैले त मेरो जिन्दगीलाई उत्सवै उत्सव जस्तो देखेको छु।
3: हो नि त, तिमीले त कहिले उत्सवै उत्सव देख्छौ, कहिले रमा नै रमा मात्र देख्छौ, खालि मलाई मात्र त देख्दैनौ।
1: के कुरा गरेको तिमीले ललिता?
3: नत्र के त, तिमीलाई ठाउँको माया लाग्छ, माझी बुढाबुढीको माया लाग्छ, यहाँको मान्छेहरूको माया लाग्छ, माया नलागे त मेरै मात्र त रहेछ नि होइन?
4: कसैले भाँच्दैन जा भयो यति एउटा डस्ना अहिलेसम्म उठाएका छैनन्। ल
5: तेरो पोई प्रतिभा
4: हरे भन्ने बित्तिकै बत्तीको स्विच पनि भेटिन्छ र भने म त अँध्यारोमा को कराउँछ भनेर सातो पुत्लो उड्यो।
5: बडेमानको डस्ना ल्याएर निदाएर मान्छे माथि फाल्ने त अझ उल्टै सातो पुल्टो उड्यो भन्छ।
4: यस्तो अन्धकारमा मान्छे सुत्या होला भनेर कसलाई हुन्छ र? बाहिर अन्धकार भइसक्यो, घरको कामसाम सबै सकिया होला भने त एउटा बत्तीसम्म कसैले बालेर रहन्छ। ल
5: टाउको झुम्म पारेर एकछिन पल्ट्या, उसुक्कै निदाएछु।
4: सुत्नै परेसे खाटमा डस्ना ओछ्यारै सुत्या भए नि हुन्थ्यो। त्यही बाहिर सुकाएको डस्ना उठाएर ल्याउन सक्नु भएन है तपाईँले?
5: एकछिन सुत्नलाई नि के को डस्ना चाहियो र भने?
4: अँ म घरमै भइदिएको भए तपाईँलाई डस्टा नहोछ निन्द्रै लाग्दैन थियो। अब आफूले गर्न परेसी त सुकुल मात्रै भए पनि निन्द्रा त लाग्दो रहेछ त।
5: म सुकुला सुत्या थिएँ र पो म माथि डस्ना उत्याउन पाइस भने नत्र
4: ल भो भो नचाहिने कुरा गर्न परेको छैन। खै ऊ त्यो पहेँलो धोती दिनु त
5: ल
4: जा। अब त्यति काम त कुसुमले गरे भए पनि हुन्थ्यो। घर छैन त्यो
5: खै स्कुलको फरक च्यातियो भन्दै थिएँ। सौगात र ऊ भएर किन्न गयो होला। दिउँसो साँझ जाने कुरा गर्दै थिए।
4: लखर लखर हिँड्ने बहाना चाहिन्छ नि त्यसलाई। स्कुल सकिने बेला त्यसलाई किन चाहियो होला नयाँ फरक।
5: होइन आज आएदेखि त किन चिटचिट पऱ्यो कि भन् त कि माइताको मेजमानी खाएर भाव बढ्यो तेरो।
4: त्यही त माइता मेजमानी खाएर गमक्क परेर बस्ने बनाएकी छ नि तपाईँकी छोरीले। आफूलाई यहाँ आफन्तका अगाडि शिर ठाडो पारेर सम्म बस्न नसक्ने बनाइछ कि। मेजमानी खाने कुरा गर्नुहुन्छ
5: के भयो फेरि?
4: अरू के हुनु, दाइले मलाई छोरीलाई ठाउँमा राख्न नसके कि भनेर चित्तै दुख्ने गरेर वचन लगाउनु भयो।
5: भनेपछि उता पनि खबर पुगिसकेछ।
4: राम्रो कुरा भए पो थाहा पाउँथेनन्, नराम्रो कुरा त फैलिन बेर लाग्छ र।
5: खै हाम्रा छोरी त कस्ता भए भए प्रेम कुमारी।
4: त्यही त उहाँ कुसुमले गर्दा हाम्रोसम्म इज्जत रहेन भनेर दिदीहरू पनि कराउँदै थिए। हुन पनि खलक्कै बेजत गरी यसले।
5: हामीले नै राम्रो संस्कार दिन नसकेर हो कि जान्या जति त सिकाएकै छौ जस्तो लाग्छ।
4: है बुढा छोरछोरीलाई धेरै सुखमा राख्नु हुन्न बाँतिन्छन् भन्थे हो रहेछ। आफूले दुःख सहेर भए पनि भनेको पुर्याएर राख्यो अहिले सबैका अघि।
5: कुसुम त ज्ञानी छे, बाबुआमाको दुःख बुझ्छे, मिराले जस्तो रुवाउँदिन भन्ने लाग्थ्यो मलाई त।
4: त्यही त पढ्छु भने ल त छोरी पढ्न खोजी भनेर त्यति राम्रो घरबाट कुरा आउँदा पनि बिहा गर्दैनौ। अहिले यस्तो दिन देख्न पर्यो। छोरीको जातलाई धेरै स्वतन्त्र छाड्नु हुन्न रहेछ बुझ्नुभयो।
5: यो सबै तैँले गर्दा भाव बुझिस्। घरधन्दा सिकाएर राख्नुपर्ने छोरीलाई छाडा छोडेपछि यस्तै हुन्छ।
4: अब तपाईँ पनि।
5: मैले तँलाई कुसुमलाई दसतिर डुल्दै कविता भन्न नदे भनेको थिएँ कि थिइनँ भन् त?
4: त्यही त मैले नजा भन्दैमा तपाईँकी छोरी मानिहाल्छे नि।
5: मनाउन सक्नु पर्थ्यो। छोरीलाई राम्रो बनाउने जिम्मा आमाको होइन।
4: मलाई के भन्नुहुन्छ, आफ्नै छोरालाई भन्नु न। कसै किन्न बाँकी बहिनी उसैको छ। कुसुमलाई मैले ठुलो स्वरले सम्म बोल्न हुन्न ल। हत्त न पत्त ओर ढाक्न आइहाल्छ सौगात।
5: हेर प्रेम कुमारी, सौगातले के गर्छ गर्दैन भन्दा पनि हामीले के गर्ने भन्ने कुरा हो। त्यसैले
4: अब कुसुमको बारेमा के गर्ने के नगर्ने तपाईँले चिन्ता लिनु पर्दैन। जे गर्न पर्ने हो म गर्छु। अब कुसुमको अब यसरी बराल लिएर हिँड्ने दिन धेरै छैन।
6: अझै च्या च्या गर्छ ल त
7: कति पिचोस् किसान बिचरोलाई। हातमा दाना समा छ, लात्तै लात्ताले हानेछ। दाना खाने बेला लात्ता खाँदा कस्तो होला भन् त?
6: यसको बेहोरै लात्ता खाने जस्तो छ। अझ मलाई देख्यो कि चुवा चुवा गर्दै दाम्लो चुडाउँछ अनि झम्टिहाल्छ भने।
7: बिहानभरि फोन गर्दा नि अत्तो पत्तो छैन है तेरो।
6: हो र भने ए गरा रहेछ स्याहार। सरी है आयुष, पाँचचोटि मिस कल आएको रहेछ। मोबाइल चार्जमा राखेको बेला परा रहेछ क्या हो।
7: अनि उठाउनु नपाए नि, कल ब्याक त हुन्छ नि।
6: अब सरी भनिहालेँ नि, देखेको भए त गरिहाल्थ्यो त। बरु भन्न किन गरेका थिइस्?
7: त्यही काइदे सरको होमवर्क के रहेछ भनेर सोध्नलाई नि। हिजो कलेज गइएन, नगइने होमवर्क त गर्नु पऱ्यो नि, नत्र बुढोले बाहिर लखेडिहाल्छ।
6: ला यार, हिजो त म पनि कलेज गइनँ त।
7: तँ पनि नगएको?
6: अँ यार।
7: कस्तो यार, त्यो बुढोलाई हिजो आथेन सर भनेर हुँदैन? आफू नआए नि साथीहरूलाई सोध्न सकिनस् भनेर पुरै थर्काउँछ फेरि।
6: त्यही भने त्यो बुढो त्यस्तै छ यार।
7: अब के गर्ने त? अनि हिजो त कहाँ गएको हो र?
6: कहाँ हुनु नि यार, कलेज भङ हानेर मुभी हेर्न हिँड्यो नि हामी त।
7: को को गएको हौ?
6: दिनेश, गौरव अनि म।
7: अब होमवर्क चाहिँ के गर्ने त? म त झन् तैँले गरेको होला भनेर ढुक्क भएर आएको।
6: रोजिनालाई फोन गरौँ त।
7: ए भइगयो छोड्दै, रोजिनालाई सोध्यो भने निकै भाउ खोज्छ। बरु अलि छिटो कलेज गएर साथीहरूसँगै सोधौला यार।
6: अनि तँ चाहिँ हिजो कहाँ गएको थिइस् र?
7: हिजो सानिमाको घर गएको थिएँ।
6: किन गएको? केटी हेर्न बोलाएको थिएँ कि क्या हो सानिमाको गाउँतिर?
7: कहाँ केटी हेर्न हुन्छ, अलिअलि पैसा चाहिएर गएको। उतै सानिमा बिरामी भएर खोजा खोज रहेछ, लास्टमा 200 रुपियाँ दिएर पठाएँ। त्यही पनि 100 रुपियाँ अटो भाडा लागिहाल्यो।
6: साइकल लगाएको थिइनस् र?
7: साइकल पनि बिग्रियो। यार, बनाउने पैसा नभएर त्यो पनि त्यसै थन्क्या। अनि मुभी कस्तो रहेछ भन् न
6: यार? मुभीको त कुरै नगरे, यस्तो बवाल छ नि, त्यो हेर्ने मान्छे त एकपटक स्योर हुन्छ यार।
7: ए
6: के जान्छस् र? तँ जाने भए त म फेरि हेर्छु, जान्छस्?
7: जाँदैन, यहाँ पैसा नभएर हालत खराब भइरहेको बेला के को मुभी हेर्नु? मलाई कहाँ तँलाई जस्तो मोज छ र?
6: अनि के को मोज देखिस् र?
7: मोज त छ नि, आफ्नै घरमा बसेका छस्, कोठा भाडा लागेन, रासन लागेन, ग्यास खर्च आएन।
6: ए धेरै कुरा नगुमा, जाने भयो मै पैसा हालिदिउँ न, भएन?
7: ए होस् नजाउँ, फेरि मेरो अन्त्य जानुपर्ने काम पनि छ।
6: कहाँ जाने होस् र?
7: डिम्पललाई भेट्न जाने हो।
6: ए ए ए ए मलाई पनि त्यस्तै लागिरहेको थियो। उसो भए आज त फुल इन्जोय हुने भयो नि त।
7: के इन्जोय हुनु, बेकारमा यहाँ पैसा मात्र चुना लगाइरहेछ।
6: भनेपछि त्यो डिम्पललाई सापट्टि दिएको पैसा अझै पास छैन छैन?
7: छैन, आज भेटेपछि त्यो कुरा पनि गर्नु पर्ला भनेर।
6: खै दिएर पनि के हो, के त्यत्रो पैसा हावातालमा दिएर?
7: अब के गर्नु त, समस्या देखाउँदै माग्दै गरेपछि कसरी नाइ भन्नु?
6: हेर आयुष, मलाई त त्यो केटीले पैसा फिर्ता दिने सोचले लिएको जस्तो लाग्दैन। त्यसैले त्यो पैसा उठाउने भन्दा नि कसरी असुल हुन्छ त्यतातिर सोच।
8: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
9: गत हप्ता सोधेको प्रश्न थियो, हाल नेपालमा कति तहको सरकार छ? यसको सही उत्तर हो 3 तहको। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत भोजपुरबाट दुर्गा भट्टराई पराजुली, कैलालीबाट टम बहादुर विश्वकर्मा, खोटाङबाट रिनुता राई र धादिङबाट संगीता श्रेष्ठ विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न, तपाईलाई नाटकमा सबैभन्दा मन पर्ने पात्र को हो? प्रश्न फेरि एकपटक, तपाईलाई नाटकमा सबैभन्दा मन पर्ने पात्र को हो?
10: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 56।
2: यो ब्याटमा ग्रिप हाल्न पनि लास्टै गाह्रो भयो आयुष।
3: अब हल्का यहाँ माथिबाट मिलाइसै हुन्छ।
2: म चाहिँ यो ग्रिप हाल्न सक्दै सक्दिनँ, लास्टै जाउ लाग्छ।
3: यहाँ अलि लामो प्लास्टिक भएभित्र घुसारेर भइहाल्थ्यो, त्यो पनि भएन र अलि गाह्रो भयो।
2: होइन होइन, बन्दैन भने छोड देऊ, घरमै गएर गराउँला।
3: भइहाल्यो अब। अनि कहाँबाट पायो त यो ग्रिप यहाँ ग्राउन्डमा?
2: ए, यो रचनाले ल्याइदिए रहेछ। अस्ति नै पैसा राति ल्याइदिए भनेर आज ल्याइदिएछ।
3: ए, अनि आजलाई भ्यायो त प्र्याक्टिस?
2: आज पुग्यो। अनि तिमी त आउनै छोड्यौ त क्रिकेट प्र्याक्टिसमा।
3: अब भोलिदेखि आउनु पर्ला, आज त्यस्तै काम परेर भ्याइन। ल एकपटक समय हेर त कस्तो भयो।
2: ठिकै छ, थ्याङ्क यू है आयुष।
3: ओके, अब जान त होला नि।
2: आज तिमीलाई मैले किन अर्कै देखिरहेको छु, किन होला आयुष?
3: कस्तो अर्कै देख्यौ र?
2: त्यस्तो फुर्तिलो मान्छे आज एकदम डल देखिरहेको छौ कि सन्चो छैन र?
3: होइन, सन्चै छु, हल्का तनावमा भएर त्यस्तो देखे होला।
2: के तनाव भयो र? फेरि त्यही भिडियो सिडियो बनाउने भाइरल हुने गरे त छैनौ नि?
3: होइन त्यस्तो त जे पाए त्यही।
2: अनि के को तनाव भयो त?
3: अब कोठामा बस्ने मान्छेको त्यही त हो नि, राशन खर्च, कोठा भाडा, घरबेटी किचकिच।
2: अनि कोठा भाडा त अस्ति दिइसके भन्ने होइन र? घरबाट ल्याएको पैसा घरबेटीलाई दिए भन्दै थियो त।
3: त्यो पैसाले त पहिलाकै महिनाको तिरे नि, यसपालिको त बाँकी नै छ। बरु छ भने यसो 5,000 जति सहयोग गर न, म पहिलेको अनि यो सबै एकैपटक गरेर देउला।
2: ठिकै छ। अनि अस्तिको पैसाले चाहिँ आइपिओ भरियो त?
3: ए, त्यो आइपिओ भर्यो भर्यो, त्यही दिनेशले भरिदिएको।
2: अनि पर्यो त?
3: खै त्यो त थाहा भएन।
2: ए हो र, अस्ति मैले सोद्धा त त्यो दिनेशले मलाई केही थाहा छैन भन्दै थियो त।
3: अब तिमीलाई के झुट बोल्नु र? मैले त्यो पैसा साथीलाई इमर्जेन्सी परेर सापटी दिएको छु।
2: बल्ल कुरा ठाउँमा ल्यायो, को साथीलाई दिएको छौ भन त?
3: तिमीले चिन्दैनौ, त्यो बजारको साथी हो।
2: नाम के हो?
3: डिम्पल।
2: कहाँको केटी हो, के गर्छे, कहाँ बस्छे?
3: धेरै त मलाई पनि थाहा छैन, यहीँ विलासनगरमै बस्छे।
2: अनि त्यस्तो थाहै नभएको मान्छेलाई पैसा दिने त? कि अस्ति त्यो होटेलबाट सँगै निस्किनेवाली त होइन?
3: होटेलबाट निस्केको कसले भन्यो तिमीलाई?
2: भन्नै पर्छ र, मैले देखाए पनि त हुन सक्छु नि।
3: हो,
2: भनेपछि कुरा धेरै अगाडि बढिसक्यो होइन?
3: त्यस्तो के होइन, सामान्य बोलचाल हो, सामान्य बोल्दैमा सँगै बसेर चिया खाँदैमा के हुन्छ र?
2: मैले त्यसो नगर भने होइन, आफूले चिनेका साथी सर्कलसँग बसेर खाऊ न, तर चिन्दै नचिनेको मान्छेले गलत नियतले फसाइदियो भने के गर्छौ आयुष?
4: लेफ्टलाई राइट, राइटलाई लेफ्ट, लेफ्टलाई राइट, राइटलाई लेफ्ट, के हो यस्तो यो?
5: सानो बच्चाहरू त झुकि हाल्छ नि मामु।
4: लजु तिमी चुप लाग त, तिमीलाई भनेको छु मैले। हाँ जोसी, कुन लेफ्ट कुन राइट हो भन्ने पनि थाहा छैन तिमीलाई?
6: यता लेफ्ट, यता राइट,
4: यता उता कता? तिम्रो कुन हाततिर लेफ्ट अनि कुन हाततिर राइट हो त्यो भन खुरुक्क मलाई।
5: उसले बिर्सिन्छ कि मामु।
4: लजु तिमीलाई मैले अघिदेखि चुप लाग भनिरहेको छु, बाठी हुन्छौ? तिम्रो पनि मार्क्स गतिलो छैन नि, सब विषयमा आलु छ, बुझ्यौ?
5: त्यस्तो त केही पनि छैन है।
4: के रे, नयाँ क्लासमा जाँदैछु, जति ठुलो क्लासमा पुग्यौ नि त्यति नै पढाइ एकदमै टफ हुन्छ। तिम्रो बाबाले भने जस्तो खेलेर पढाइ हुँदैन, बुझ्यौ?
6: खेल्दै सिक्दै।
4: चुप, खेल्दै सिक्दै सिक्दै खेल्दै यो एक महिना तिमीहरूलाई कसरी पढाउनु पर्छ नि मैले जानेछु। त्यो टिभी कसले खोलेको, बन्द गर लजु। हरेक विषयमा डिस्टिङसन आएन भने नि खाना पनि दिन म हेरिराख्न। नयाँ खुरुखुरु पढ्ने।
7: ए, छोरीहरूलाई पढाउँदै हुनुहुँदो रहेछ, मैले डिस्टर्ब गरेँ दिदी।
4: ए के केही छैन, रमा बस न।
7: होस् दिदी, म पछि आउँछु नि।
4: बस न बस, केही फरक पर्दैन। ल जो तिमीहरू उता गएर आफ्नो कोठामा गएर पढ त, त्यो अघि मैले दिएको नि क्लास टेस्टमा बिगारेको सबै होमवर्कहरू गर है फटाफट।
5: हुन्छ मामु।
7: दिदीले पनि कति काम भ्याउनुहुन्छ कि, अफिसको काम, घर फर्केर छोरीहरू पढाउने काम।
4: के गर्नु रमा, मैले नगरी कसले गरिदिन्छ र? यस विषयमा जगतको र मेरो फेरि कुरै मिल्दैन।
7: किन र दिदी?
4: अब ऊ मार्क्स भनेको केही होइन, बच्चाहरूले खेल्दै सिकिहाल्छ नि भन्छ। अब कम्पिटिसन जित्ने त अङ्कलले नै हो, जमाना फेरि कम्पिटिसनकै छ, फेरि जमाना अनुसार चल्नु पनि त पर्यो नि।
7: मलाई त हजुरहरू दुवैजना एकदमै तगडा लाग्छ, नानीहरू पनि हाम्रो सन्देश हेरिकन निकै नै तगडा छन्।
4: अब सन्देश पनि दिमाग नभएको त कहाँ हो र, कुरा कति छिटो बुझ्छ। तर अचेल अलि धेरै नै झगडालु भएको छ बच्चा।
7: त्यही त दिदी, मोबाइल भनेपछि बुतुक्कै हुन्छ, लुकाइदियो भने रिसाएर उपत्रो गर्छ,
4: अनि ऊ सबले पिट्नुहुन्छ होला नि।
7: बाउ छोराको र्याङथ्याङ नै मिल्दैन, उनी कुटिहाल्ने, ऊ चाहिँ बाउले जे जे नगर भन्छ त्यतै गर्ने।
4: त्यही त, केटाकेटीलाई लाइनमा ल्याउनु पनि साह्रै गाह्रो छ। अनि सानीको?
7: सानीको ठिकै छ, आँखामा सानोतिनो समस्या थियो, अस्ति आँखा शिविरमा लगेर जचाएको, कचेरा निको पार्ने दबाई दिएका छन्।
4: ए,
7: अनि जगत दाई खोइ त दिदी?
4: अब समाजसेवीलाई समाजसेवा गर्दैमा फुर्सद कहाँ छ र, आउला नि बिस्तारै खाना खाने बेलासम्म।
7: ए,
4: किन जगतसँग केही काम थियो र तिम्रो?
7: होइन होइन, त्यस्तो काम त केही थिएन।
4: त्यस्तो काम त केही थिएन भन्नाले अलिअलि काम चाहिँ थियो।
7: दिदी पनि कुरोको चुरो पक्रेर कुरा गर्न निकै सिपाल्यो के तपाईँ।
4: त्यस्तो होइन, तिमीले कुरै त्यस्तो गरेपछि सोध्नु परेन त मैले, मलाई भन्न मिल्ने भए भन।
7: किन नमिल्नु दिदी, खासमा हजुर र दाई दुवैलाई भनिसकेको कुरा न हो।
4: कुन कुरा? ऋणको?
7: होइन होइन दिदी, जागिरको कि।
4: ए हो र, जगतलाई पनि भनेको थियौ?
7: हजुर दिदी।
4: ए, भनेपछि ललिता दिदीले काम खोज्दिनन् भनेर दाईलाई भने कि?
7: दिदी पनि त्यस्तो सोचे होला त, आफूलाई आखिरी परेको बेला त जसलाई भनेर हुन्छ सबैलाई भनेकी थिएँ, दाईले कुरा गरिदिएको ठाउँबाट चाहिँ फोनै आयो।
4: केबाट?
7: एउटा बिमा कम्पनी रहेछ, त्यसैको बिमा अभिकर्ताको लागि कुरा भएको छ।
4: खासै गतिलो जागिर त होइन त्यो, त्यही पनि अरू केही काम नहुँदा गरिराखे त ठिकै हो।
7: किन र दिदी, पैसा कतिलो हुन्न?
4: अब बिमा गर्ने ग्राहक जति बढाउन सक्यो त्यही अनुसार कमिसन आउने त हो, खट्नुपर्छ धेरै नै।
7: ठिकै छ दिदी, अहिलेलाई काम पाए भयो, जगत दाईले पनि अलिक राम्रो ठाउँ नहुन्जेलसम्म यसैमा काम गर्नु भन्नुभएको छ।
4: मैले त अब अलिकति राम्रै काम भेटिन्छ कि भनेर हतार नगरेकी थिएँ, अब तिमीले जगतलाई नै गुहार्न पुगेछौ।
7: होइन दिदी, अहिले गतिलो काम नपाउन्जेल यही भए पनि गर्नै पर्यो, पछि हजुरले भने जस्तै राम्रो काम भेटियो भने चाहिँ गर्नु पर्ला।
4: हजार दिन पनि नपुगेको सुत्केरी मान्छे, यस्तो चर्को घाममा गाउँघर चाहने काम किन गर्छौ? हप्ता दस दिनमा त केही सजिलो काम पाइन्छ कि, म मिलाइदिउँला नि।
7: होस् दिदी, जगत दाईले भन्नुभएको काम मैले गरिनँ भने फेरि उहाँलाई पनि अप्ठ्यारो पर्ला।
4: तिमीहरूको त सबै सरसल्लाह भइसकेको रहेछ त, मलाई सोधे चाहिँ गरे जस्तो किन बिचमा पार्न खोजेकी त? तिमी आफूलाई जे सजिलो लाग्छ त्यही गर, मसँग सल्लाह नै किन लिनु पर्यो र?
8: भागेर मस्ती गर्ने
9: ल, फोन उठाएको छु।
4: उठाउन न।
9: किन, कसको फोन हो र?
4: हरिसको।
9: अनि नम्बर सेभ गरेकी छैनस्?
4: ए, किन गर्नु पर्यो, नम्बर याद छँदैछ नि मलाई।
9: कस्तो होला फोन गर्छ भने, उठा न एकचोटि।
4: होस्, कुरै गर्नु मन छ नि मलाई,
9: फोन नै काटिदिएछ केटी।
4: ए गौरी, दिक्क लागेछ कि, नजिस्का न त।
9: धेरै टेन्सन नलिन। ओ साँच्ची, हाम्रो फिल्म कहाँ पुगेको थियो अरे? खै मोबाइलले त
4: यहाँले परेको छैन होइन, फिल्म चाहिँ
9: कस्तो छुच्चिरी छ, डाटा सकिन्छ भन्नु होला नि, पिन नगर्न म हालिदिन्छु कि।
4: कस्तो बुझ्दिनँ यार, यो आफूले यहाँ कस्तो टेन्सन भइरहेको छ, उसलाई चाहिँ फेरि फिल्म हेर्नु परेको छ।
9: अनि एउटै कुरा सोचेर बसेको थियो भने टेन्सन हुँदैन त, बरु फिल्म हेऱ्यो भने झन् रिफ्रेस हुन्छ भनेर आफू चाहिँ तिनपल्ट हेरिसकेको फिल्म पनि हेरिरहेको छु, ऊ चाहिँ हेरन्दैन।
4: मैले टेन्सन लिन्छु भनेर ल्याऊ र, मेरो ठाउँमा त भएको भए तैँले थाहा पाउँथिस्।
9: मैले त्यसो भन्न खोजेको होइन कि कुसुम, टेन्सन लिएर मात्र प्रब्लम सल्भ हुँदैन नि पो भन्न खोजेको त।
4: हुन त हो, तर हेर्नु, मैले के गल्ती नै नगरे पनि म सबैको अगाडि कस्तो नराम्रो भएको छु के। छ्या, त्यसमाथि त्यो हरिस पनि भक्कु नभएको कुरा लगाएर हिँडिरहेछ।
9: कुसुम, एउटा कुरा सोचौ नरिस है त।
4: के
9: साँच्ची, त्यो दिन हरिस तेरो बिचमा केही त भएन नि है? अयो, कस्तो होला
4: तँलाई, मैले कतिचोटि भन्नु हो, कतिचोटि भन्नु, केही पनि भएको थिएन भने कतिचोटि भन्नु तँलाई, आफ्नै बेसमाले त विश्वास गर्दैन, अरूलाई के भन्नु छ?
9: अया, कस्तो दुःखले गरी पुट्यो कि होला बदर नि, अब फेरि हेर न दाइ ठुस्स परेर बसेको, नरिस न सरी के।
4: तँसँग म के नै रिसाउँछु के गौरी, तँ त हेर, तँ त आफूलाई लागेको कुरा अगाडि नै भन्छस् होइन, त्यो हरिस त कस्तो पो रहेछ यार, मलाई त त्योसँग यस्तो चित्त दुखेको छ नि।
9: अब भने है त्यही कुराले त यस्तो टेन्सनमा बसिरहेछस्, अनि ऊ चाहिँ हेर नि त पुरा हिरो भनेर हेरिरहेछ। केटाहरूलाई चाहिँ कसैले नराम्रो भन्दैन रहेछ है।
4: खै म त कतै जानै हुँदैन हेर, बिहान धारामा पानी लिन गएको है, सबैजना मुखामुख गर्छन्। मलाई त कुन बेला घर आउँछ जस्तो भएको थियो।
9: त्यही भएन यहाँका मान्छेहरू पनि फेरि बुझ्दै नबुझ्दै छन् भने।
4: त्यही गुणदेवी ठुले आमाले गर्दा हो नि, कस्तै रहेछन् बुढी, उसैले हो गाउँभरि हल्ला फैलाएको।
9: त्यही त, कस्तो बुढी रहेछ भने भुतलाई दिउँ जस्तो।
4: आजकल त म बोल्नै छोडिदिइसकेँ नि।
9: अनि किन बोल्नु पर्छ त्यस्तोसँग?
4: हेर गौरी, आजकल त मलाई जसले पनि मेरै कुरा गरे जस्तो लाग्छ यार, मलाई नै नराम्रो भने जस्तो लाग्छ।
9: त्यही त।
4: ल, बाहिरको मान्छेले त मेरो विश्वास गरेनन् गरेनन् है, आमाले पनि मलाई नराम्रो भन्नुहुन्छ हेर त।
9: हो र?
4: तैँले केही नगराए भए पनि समाजको अगाडि इज्जत गइहाल्यो भन्नुहुन्छ। उहाँहरूको लागि त केटाकेटी सँगै बस्नु नै ठुलो कुरा हो रे। मैले अरूलाई भन्ने बाटो दिएँ रे, समाजको अगाडि उहाँहरूको इज्जत गएर के हो।
9: ए, त्यही भएर सबै आमाहरू त्यस्तै हो कि। हाम्रो मम्मी पनि खालि छोरीको इज्जत छोरीको इज्जत भन्नुहुन्छ।
4: आजकल त झन् हेर, आमाले मलाई खालि निहालिरहनुहुन्छ। अस्ति त मोबाइल नै खोजिरहनु भा, अनि सगातालाई भनेर बल्ल बल्ल फिर्ता मागेको नि।
9: किन? हरिसँग बोलिस भनेर
4: होला नि। जे गर्दा पनि भनेर गर्नुपर्ने रे, काम नपरी घरबाट निस्किन नपाउने रे। हेर, म त आफ्नै घरमा पनि नजरबन्दमा परे जस्तै भएको छु। अरू त अरू स्कुल गएर आउँदा पनि काक्का नगएर आएको जस्तो गरी केयरकार गर्नुहुन्छ भने।
9: लौ, अब केही नपाएर स्कुल जानु भनेर चाहिँ कहाँ जान्छ हौ?
4: त्यही भने। हेर गौरी, कुन दिन आमाले कुसुम अबदेखि त स्कुल जानु पर्दैन भन्नुहुन्छ भन्ने डर लाग्न थालिसक्यो मलाई।
9: तर साँच्चै के तेरो आमाले तँलाई स्कुल जानु पर्दैन भन्नुभयो भने चाहिँ के गर्छस् कुसुम?
10: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
11: गत हप्ता सोधिएको प्रश्न थियो, बच्चा जन्मेपछि 15 महिनाभित्र कतिवटा खोप लगाउनु पर्छ? यसको सही उत्तर हो 13 वटा। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत चितवनबाट सुमन घिमिरे, उदयपुरबाट पवित्र राई, मोरङबाट सुस्मिता परियार र सुर्खेतबाट करुणा ओली विजेता बन्नुभएको छ। यहाँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, स्थानीय तहको निर्वाचन कहिले हुँदैछ? प्रश्न फेरि एकपटक, स्थानीय तहको निर्वाचन कहिले हुँदैछ?
12: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुणाफल
1: अङ्क 77।
2: यो किसानले फेरि के गर्छ?
3: देखिन चाहिँ मोबाइल खसेको धन्न के भएन छ। म त डिस्प्ले गयो भन्ने ठानेको थिएँ,
2: गएको भयो नि राम्रै हुन्थ्यो।
3: किन तँलाई के गराएको छ र मेरो मोबाइलले?
2: अनि डक्टरको चेक गर्ने कोठामा बसेर पनि मोबाइलमा गेम खेल्नुपर्छ तँलाई?
3: अब डाक्टर नै आउँछ नि त, त्यसै बसेर नि के गर्नु छ र?
2: अब आउँछन् होला त, राख अब। बरु तैँले आज कसैलाई मिस गरे जस्तो मानेनस्?
3: कसलाई?
2: तेरी नर्सलाई खुब साइड दिन्छ भन्थिस् त, खै आजदेखि नि त
3: मैले नि देखिरहेको छैन भने।
2: अघि न बाहिर यताउता खोजिरहेको थिइस् त, भेटिनस्?
3: अब यसो हेर्न त हेरेको थिएँ तर खै कहीँ देखिन भने।
2: अब के गर्छस् त? कि घरै जान्छस् र? घर पनि नजिकै रहेछ क्यारे, कलेज पछाडि भने होइन त?
3: तँ फेरि पुरै डिप पऱ्यो होला जस्तो कुरा गर्छ यार। यसो भेट भएको बेला हल्का गफ दिइहालौँ भनेर पो हो त, घरै जाने होला र?
2: तैपनि गाला चिलाएको भए गइहाल्न, म रिपोर्ट देखाउँदै गरौँला।
3: चुप लाग, नजाने कुरा नगर।
2: डाक्टर साहब नमस्कार।
4: नमस्कार नमस्कार। ए अनि के छ, ठिक छ? रिपोर्ट आइसक्यो तपाईँको?
2: हजुर डाक्टर, त्यही देखाउनलाई
4: चिलाउने समस्या थियो होइन?
2: हजुर डाक्टर साहब।
4: खोइ रिपोर्ट दिनु त, अलिक समस्या देखाइरहेछ। अब म तपाईँसँग एकछिन एक्लै कुरा गर्नुपर्ने भयो, तपाईँ एकछिन बाहिर बस्दै गर्नु न है।
3: हुन्छ डाक्टर साहब।
4: सुन्नुहोस् आइसजी।
2: हजुर डाक्टर।
4: यो रिपोर्टमा तपाईँलाई भिडिआरएल पोजिटिभ देखेको छ।
2: के भयो भन्नुभयो अरे डाक्टर?
4: भिडिआरएल भनेको एक प्रकारको यौन रोग हो, अङ्ग्रेजीमा सिफिलिस भन्छ, नेपालीमा चाहिँ यसलाई भिरिङ्गी भन्छ। भिरिङ्गी सुन्नुभयो होला नि होइन?
2: हजुर डाक्टर साहब।
4: तर तपाईँले त्यस्तो चिन्ता मान्नु चाहिँ पर्दैन, यो पहिलो चरण भएको हुँदा नियमित औषधि खाएमा निको हुन्छ।
2: ए हस् हस्।
4: अनि बिहे गर्नु भएको छ कि छैन तपाईँले?
2: छैन डाक्टर।
4: अनि लभ सप यसो हुन्छ नि, चक्कर सक्कर के छ?
2: त्यस्तो पनि अलि छैन सर, हल्का साथी बनाएको चाहिँ छ, अरू त्यस्तो चाहिँ केही छैन।
4: ए अनि कसैसँग तपाईँले कन्डम नलाइकन शारीरिक सम्पर्क राख्नु भएको थियो कि?
2: अलि पहिला भएको थियो, अचेल त केही छैन।
4: मैले यो किन सोधेको भने धेरैलाई चाहिँ यो रोग असुरक्षित यौन सम्पर्कबाट नै हुन्छ। अनि अस्ति मैले लेखिदिएको औषधि खाइरहनु भएको छ नि होइन?
2: हजुर।
4: खै एकपटक घाउ हेरौँ त, औषधिले कति काम गराइ रहेछ, पेन खोल्नु त हेरौँ।
2: खोल्नै पर्ने?
4: खोल्नु न, लजाएर हुन्छ र भने। इन्फेक्सन अलि धेरै नै बढेको छ, निको हुन टाइम लाग्छ तपाईँको। ल ल भयो, पानी लगाउनु न। अनि एकदमै चिलाउँछ?
2: लास्टै चिलाउँछ।
4: आज म खाने औषधि थपिदिन्छु, यो चाहिँ नबिराई खानु। अनि एउटा इन्जेक्सन तपाईँले लगाउनु पर्छ है।
2: हस् हुन्छ।
4: अनि साँच्ची तपाईँलाई त मैले अर्को रिपोर्ट पनि ल्याउनु भनेको थिएँ, खोइ त त्यो ल्याउनु भयो त?
2: त्यसको लागि अलि समय लाग्छ भन्दै हुनुहुन्थ्यो, खासमा त्यो के को रिपोर्ट हो र डाक्टर साहब?
4: ए त्यो त्यो चाहिँ एचआइभी टेस्ट हो।
2: एचआइभी?
4: ल किन डराउनु भयो आसी, चेक गरिदिउँ केही हुँदैन, झन् आफूलाई ढुक्क हुन्छ। ल अरू सबै भयो, अब त्यो रिपोर्ट अनुसार मलाई एकपल्ट देखाउनु होला, त्यसपछि थप कुरा गरौँला, बुझ्नुभयो नि?

0: म हो ललिता कि सुतिसक्यौ र
1: ए दिदी पो सन्देशलाई पुर्याउन आउनुभएको आउनुहोस् न भित्र दिदी
2: अनि खोइ त आमा उत्सवजी
1: उत्सव आइपुगेकै छैनन् दिदी आमा त खाना खाएर सुतिसक्नु भयो
2: ल बाबा आउनुभएकै छैन रे फटाफट गएर सुतिहाला है
3: हस्
1: यस बेलासम्म पनि घर आउनै मन लाग्दैन यसलाई सन्देश हल्ला नगरिकन गएर सुत है बहिनी भर्खरै निताकी छ
3: हुन्छ मम्मी
2: होइन सन्देशलाई बाबादेखि कस्तो डर लागेको घर आउनै मान्दो रहेनछ त यसरी सातो जाने गरी पिटो त राम्रो होइन है
1: त्यही त दिदी हा दिदी उभी उभी के कुरा गर्नु बस्नुहोस् न
2: आउनु र अबेर भइसक्यो हेर न फेरि अफिसको कामले एकदमै थाकिन्छ भने
1: थाके पनि दिदीलाई घर फर्केर घरको काममा जोतिनु त पर्दैन नि जगत दाईले खाना पकाउने छोरीहरूको होमवर्क गराउने सबै काम गरिसक्नु भए हुन्छ
2: अह त्यो त हो जगतले घर पुरै धान्दिनाले काममा फोकस हुन एकदमै सजिलो भएको छ तिम्रो पनि त अब उसब्जीले सबै काम धान्नुहुन्छ के अरे पहिला जस्तो त छैन होला
1: हुन त हो दिदी तर के गर्नु उत्सव ढावा र कुखुरा पालनको काममै बिजी म जागिरतिर बिजी छोराछोरीले असाध्यै दुःख पाए दुवैजना बिजी हुने भएर
2: पूर्णिका त सानै छ तर सन्देशलाई भने बेलैमा राम्रोसँग ध्यान दिएको राम्रो है घर जानुपर्छ भन्ने त मतलबै छैन उसलाई फेरि चकचक पनि उस्तै गर्ने के झन्झन बिग्रिन सक्छ है सन्देश ख्याल गर
1: हो नि दिदी मैले नबुझेको कहाँ हो र मैले मात्र बुझेर पनि भएन हजुर पो भाग्य मानिने जगत दाई जस्तो श्रीमान पाउनु भएको छ
2: तिमी पनि त भाग्य मानिने हौ नि म मात्र किन
1: आ दिदी म के को भाग्य मानि हुनु र
2: माझकोटको बजारमा घर छ श्रीमानका दुई दुईवटा व्यवसाय छन् यति राम्रो खाइलाग्दा दुई दुईवटा छोराछोरी छन् के चाहे तिमीलाई त्योभन्दा अरू
1: अब कुरा मात्रै गर्ने हो भने दिदी छोराछोरीले हुक्क पार्छन् श्रीमानको साथ पाउँछु पाउँछु जस्तो हुन्छ फेरि के हुन्छ अनि आफ्नै थाप्लामा सबै व्यवहार आइलाग्छन्
2: त्यो त सबै बिस्तारै भइहाल्छ नि अब अलिअलि त्यही सन्देशले छुकछुक गरेको त हो बाँकी त के नराम्रो छ र तिम्रो
1: खै दिदी
2: अनि अचेल त दिनभरि घरमै हुन्छ जस्तो छ जगतले खोज्दैको काम चित्त बुझेन हो कि कामै राम्रो भएन
1: त्यस्तो त होइन दिदी किन चित्त नबुझ्नु र दाइले त्यति माया गरेर खोज्दैको काम हो तर मान्छेलाई बिमा गराउनै गाह्रो कि दिदी त्यही भएर अचेल गएकी नै छैन
2: मैले एउटा राम्रो ठाउँमा जागिर भेटेको छु नयाँ ब्याङ्क हो अहिले चाहिँ असिस्टेन्ट अनि बिस्तारै राम्रो हुन्छ गर्छौ
1: भइगयो दिदी नगर्ने
2: किन नि त्यो बिमा एजेन्टको काम भन्दा त यो काम त कति राम्रो हो कति राम्रो कि मैले खोजेको काम पनि मन नपरेको हो तिमीलाई
1: सी दिदी कस्तो कुरा गर्नुभएको कि तपाईँहरू दुवैजना प्रेरणाको स्रोत हुनुहुन्छ मैले हजुरले खोज्दैको काम चाहिँ नगर्ने अनि जगत दाईले खोज्दैको काम मात्रै गर्ने त्यस्तो गर्छु होला त
2: अनि किन नगर्ने भने त
1: होइन कि दिदी त्यस्तो केही कुरा होइन बच्चाहरूले साह्रै दुःख पाए एकजनाले मात्र सम्हालेर नहुने रहेछ बच्चाहरू हेर्ने काम त जागिरभन्दा कम रहेनछ त्यसैले केही समय मैले जागिर नगर्ने नै विचार गरेँ दिदी

0: पानी पर्ला जस्तो छ। बाहिर केही छ त सौगात?
1: मेरो आमा?
0: अँ
1: छैन छैन, मेरो त केही छैन।
0: ल ल राम्रोसँग छु।
1: ल ल आमा, राति खाने पानी लानु भएको छ?
0: अँ ल्याइसके।
1: को हो? को हो भने? को भने बाहिर?
0: म
1: को म भनेको?
0: म कुसुम।
2: कुसुम कान्छी त
0: सौगात दाई।
2: कान्छी यति राति कसरी आइपुगिस् त? के भयो, किन रोक्यो?
0: मैले एकदमै ठुलो गल्ती गरेँ दाई।
2: नरो नरो, यो विषयमा हामी पछि कुरा गरौँ है। हिँडभित्र अहिले जाउँ, अहिले भित्र हिँड्छौँ।
0: मलाई छुट्यो यसलाई, घरभित्र उल्ल
3: यसलाई त।
0: आमाको नाक काटेर जाने लाज लागेर तँलाई? तँलाई त म नम्बरै छोड्दिन।
2: छोड्नु भने के गरे तपाईँले? यस्तो यस्तो ठुली भएकी छोरीलाई यसरी पिट्नुहुन्छ?
0: ठुलो न सानो, गल्ती गरेपछि नपिटेर के गर्ने? यसलाई पहिले यसरी कुट्न नसकेर हो यो यसरी भैमान भाडामा बाँकी।
2: एकछिन आमा, नकराउनु न आमा। बाछिटेले भिजाए कान्छी, भित्रै
0: आउन पुरा छोरी, भित्र जहाँबाट आयो त्यही जा।
2: ए आमा
0: सौगात, तैँले यसको हरेक गल्तीमा ढाकछोप गरे भएर नै यसलाई जे गरे पनि हुन्छ भन्ने भइहाएको। यसले गर्दा तेरा बा मैले दुनियाँको अगाडि चिर झुकाउनु पर्यो, तपाईँको भनै सुन्नु पर्यो।
2: हो, यो कुरा त हामी घरभित्र गएर पनि गर्न सक्छौँ क्या आमा। कुसुमलाई भित्र आउन दिनु न।
0: अह, यसलाई त म घरभित्र मरे पनि छिराउनु दिन्न। कोसँग गकिन्छु त्यसैसँग जा। तलाई परिवारभन्दा ठुलो त्यही केटा भएको होइन?
2: यति राति कान्छी कसै आइपुगी, के भयो? अलिकति माया पनि लाग्दैन आमा तपाईँलाई?
0: लाग्दैन मलाई यस्तो माया, बेहाल भनेको सुन्न।
3: आमा सुन्न, भन्नु न आमा, सरी।
0: सरी त के, खुट्टै ढोगेछस् भने पनि म तलाई घरभित्र छिर्न दिन्न। तेरा बार निन्द्राको औषधि खाएर सुत्या छन्, छिटो गयो, अहिले दिउँदै भने मार्छन् तँलाई।
2: के कुरा गरे आमा तपाईँले? यस्तो राति यत्रो पानी परेको छ, कान्छी आफ्नो घर छोडेर कहाँ जान्छ आमा? भन्नु त
0: जहाँसुकै जाओ। हामीलाई के, यसले हामीलाई आफ्नो देखाएको छैन, हामी यसलाई आफ्नो भन्ने?
2: ए आमा, कुसुमले हामीलाई आफ्नो नदेखा भए घर फर्केर आउँथे। के कुरा गरे तपाईँले?
0: तँ त्यसुकै भन्छौ बा, यसलाई त म घरभित्र हुनै दिन्न। यत्रो वर्ष भयो, तेरा बाउले मिरालाई त घरभित्र छिराएका छैनन् भने कुसुमलाई छिराला न अब।
2: त्यसो भए सुन्नुहोस् आमा, जबसम्म तपाईँहरूले कान्छीलाई भित्र छिराउनु हुन्न नि, तबसम्म म पनि यो घरभित्र छिर्दिनँ, बुझ्नुभयो?
4: रोपेको न फल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेको न फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
5: गत हप्ता सोधेको प्रश्न थियो, परिवार नियोजनको कुन अस्थायी साधनले यौन रोग लाग्नबाट पनि बचाउँछ? यसको सही उत्तर हो कन्डम। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कैलालीबाट चन्द्रप्रसाद जोशी, अछामबाट घपी रावत, सिन्धुलीबाट रीमा विश्वकर्मा र कास्कीबाट रोशनी कटवाल विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, कुनै घटनाका बारेमा प्रहरीलाई जानकारी गराउनु परेमा कति नम्बरमा फोन गर्नुपर्छ? प्रश्न फेरि एकपटक, कुनै घटनाका बारेमा प्रहरीलाई जानकारी गराउनु परेमा कति नम्बरमा फोन गर्नुपर्छ?
6: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 53।
2: अब यसरी ढक्कन लगाइदिएपछि कसरी खाँदो रहेछ मुसाले म पनि हेर्छु।
3: पहिल्यै यस्तै गरेर राखे भए त भइहाल्थ्यो नि, होइन खुसबु?
2: त्यही त भन्छु, बाबाले पसलको सामान केही ध्यान दिने होइन, खालि सामान खुले पार्दै हिँड्दै हो जहिले। आज तिमीलाई चाहिँ थ्याङ्क यू है आयुष।
3: के को थ्याङ्क यू हो र?
2: सामान मिलाउनमा हेल्प गर्यौ नि, तिमी नभएको भए त यत्रा बोरा कसरी उठाउँथ्यो होला र?
3: यस्ता कुरामा पनि थ्याङ्क यू भन्नुपर्छ र, साथी साथीमा अलिअलि त भइहाल्छ नि।
2: धन्न तिमी टुप्लुको आइपुग्यो र सामान मिलाउने बेला सजिलो भयो। साथी कतै जान लागेको थियो र?
3: होइन, तिमीलाई नै भेट्न आएको यहाँ। ए ल्याऊ।
2: के हो यो?
3: खुवा हो।
2: खुवा रे? अनि कहाँबाट ल्यायो त यो?
3: अस्ति मम्मीले पठाइनु भएको थियो, जहिले बिर्सिराख्ने रहेछ, अनि आज चाहिँ सम्झेरै ल्याइदिएको।
2: थ्याङ्क यू है आयुष। बाई द वे, मलाई यो खुवा लास्टै मनपर्छ।
3: थाहा छ मलाई।
2: तर एउटा कुरा अलि बुझेन कि मैले आयुष।
3: के कुरा हो र?
2: तिम्रो घर कहिलेबाट विलासनगर डेरी उद्योगमा आएछ? उद्योग मम्मीले नै चलाउनुहुन्छ हो?
3: के भन्यो, मैले पुरै बुझेन नि।
2: यो बट्टामा त विलासनगर डेरी उद्योगबाट निर्मित शुद्ध खुवा लेखा छ त, हेर त।
3: ए, नामै लेखा रहेछ। तिमीलाई किन झुट बोल्नु र? घरबाट पठाएको खुवा अलि बिग्रेछ, अनि डेरीबाटै किनेर ल्याइदिएको।
2: ए, अनि डेरीबाटै ल्याएको भने भइहाल्थ्यो नि। तर ठिक छ, कहाँबाट ल्यायो भन्दा पनि सम्झेर ल्याइदिए खुसी लाग्यो।
4: हेलो खुसबु, के छ हालखबर?
2: ठिकै छ, के दिउँ?
4: अहिलेलाई यसो आधा किलो चिउरा दिइराख न।
2: अनि
4: पर्दैन अहिलेलाई, कति भयो पैसा?
2: 60 रुपियाँ देऊ न।
4: ल 60। ल खुसबु है, बाई बाई।
2: ल ल।
3: के हो, ग्राहक त खतरा खतरा आउँदो रहेछ नि त, पुरै बाहिरैबाट हेलो खुसबु गर्दै।
2: होइन, यो मान्छे यस्तै छ, त्यही तिम्रो विवेक दाई पाराको केटी देख्यो कि मस्किन थालिहाल्छ।
3: मलाई नि त्यस्तै लाग्यो, कहाँको मान्छे रहेछ
2: ऊ? त्यही त्यो ग्यारेजवाला घरबेटीको छोरो हो, प्राय उधारोमा सामान लाने गर्थ्यो, आज त पैसा दिएर गयो।
3: तिमीलाई देखेर होला नि मक्क परेर पैसा दिएको।
2: चुप लाग, तिमीले फेरि यस्तो फाल्तु कुरा गर्न कहिलेबाट सिक्यौ?
3: बजारमा घर पसल भएकोलाई त के छ र, बसेका छन् खाएको छन्।
2: आ भन्ने मात्र हो, एउटा साबुन किनेर 10 रुपियाँ उधार राखेर जान्छ।
3: तैपनि पैसा नभएर हामीलाई जस्तो तनाव त हुँदैन नि।
2: के तनाव भयो र तिमीलाई?
3: के भन्ने, भनेको बेला घरबाट तिर्न पनि गाह्रो हुन्छ, अलिअलि पैसा भएपछि यसो केहीमा लगानी गरौँ कि भने कहिल्यै पैसा नहुने भयो।
2: केमा लगानी गर्ने मन गर्यो र आयुष?
3: यसो सेयर बजारमा लगानी गरौँ कि भनेर, बरु पैसा छ भने हल्का सहयोग गर न खुसबु।
2: कति चाहिएको हो र?
3: त्यस्तै 8-10 हजार भए पुग्छ अहिलेलाई, आइपिओहरू आइरहे रहेछ त्यही भएर।
2: ए ए, अनि डिम्याट अकाउन्ट खोला छौ त?
3: डिम्याट? त्यस्तो त्यस्तो त छैन त मसँग त।
2: अनि अकाउन्ट नै नखोलेर लगानी हुन्छ त कहीँ? नढाटी भन त, तिमीले सेयर बजारमा त होइन अन्तै खर्च गर्दैछौ, केमा खर्च गर्न लाग्छौ भन त आयुष।
5: जति गहिरो फेवा ताल, त्यति गहिरो हाम्रो माया जाल।
6: ओ रमा बहिनी, कति मिठो स्वर तपाईँको! तपाईँले यति मिठो गीत गाउनुहुन्छ भन्ने कुरा मलाई आजसम्म थाहा थिएन भने।
5: ए जगत दाई पो,
6: यति प्रेमिल गीत, यति चिटिक्क परेर ऐना हेर्दै गाउनु भएको छ
5: दाई पनि।
6: अनि उत्सव भाइले देखिन नि बहिनी, कि कुखुराको खोर भित्रबाट अहिले बनै मासितलु छायाले हो भन्दै निस्किने त होइन नि?
5: कहाँ खोरमा हुनु दाई, उत्सव त ढावातिर गएका छन्, अनि आमा पनि समूहको बैठकमा जानुभएको छ, सन्देश स्कुलमा, घरमा त छोरी र म मात्रै।
6: ए तर रमा बहिनीको स्वर चाहिँ असाध्यै मिठो है, फेरि एक लाइन गाइदिने। अब यति मिठो स्वर सुनेपछि सानी मात्रै होइन ठुल्ठुला पनि मक्ख पर्छन् नि बहिनी, होइन र छोली? उसलाई पनि मेरो कुरा मन पर्यो। जे होस्, आमा छोरी दुवैको स्वर मात्रै होइन रूप पनि उत्तिकै उज्यालो छ के
5: दाई पनि, बच्चा बच्ची सबैका मुख त उज्यालै हुन्छन् नि।
6: त्यो पनि हो हुन त, तर तपाईँ पनि भर्खरकी जस्तो देखिनु भएको छ। दुईवटा बच्चाको आमा भनेर त कसैले पनि पत्ताउन नै।
5: उमेरले भर्खरै भए पनि व्यवहारले बुढो बनाइसक्यो दाई, अब त यसो रोजीरोटीकै लागि भए पनि केही कामकाज गर्न पाए हुन्थ्यो बरु।
6: भनेपछि जागिर खाइराखेका मान्छेलाई फेरि जागिर खान मन लागे जस्तो छ है।
5: अँ दाईले कस्तो मनकै कुरा बुझ्नुभएको, लेखक भनेको चाहिँ लेखकै हो है।
6: त्यति त म पनि बुझिहाल्छु नि।
5: साँच्चै दाई, ललिता दिदीले हजुरसँग मेरो बारेमा केही कुरा गर्नुभएको थियो?
6: तपाईँको कुरा तर के कुरा सिरियस थियो र?
5: होइन होइन दाई, सिरियस होइन, यही कामकै कुरा कि, दिदीसँग नि भनेको थिएँ मैले।
6: ए त्यस्तो त केही कुरा पनि भएको छैन हाम्रो।
5: नानी पनि 7 महिना पुग्छ, अब बिस्तारै हुर्किहाल्छ, कतिन्जेल खाली बस्नु भनेर नि दाई।
6: कुरा त ठिकै हो, ललिताले पनि त्यस्तै 5-6 महिनाबाटै सुरु गरेकी हुन्।
5: त्यही भएर मैले पनि जागिर खोजिरहेको दाई।
6: तर मेरो पो पेसा सजिलो थियो, घरमै बसेर छोरीहरू हेर्दै लेख्ने गर्थे।
5: तपाईँ जस्तो श्रीमान पाउने ललिता दिदी त एकदमै भाग्यमानी हुनुहुन्छ नि। हुन त हाम्रो पनि उत्सव छन्, आमा हुनुहुन्छ, दुईजनाले एउटा नानी त हेरिहाल्नुहुन्छ नि, सन्देश त हुर्किहाल्यो।
6: उत्सवले छोरी हुर्काउने काममा भने साथ दिएकै होला नि होइन?
5: बेला बेलामा छोरी हुर्किसकि मेरो काम सकियो भन्ने गरे पनि अहिलेसम्म चाहिँ राम्रै साथ पाएकी छु दाई मैले।
6: ल ठिक छ, म कतै कुनै काम भयो भने भनौँला नि है। बरु यसबारेमा तपाईँले उत्सवसँग अनि निम्कोली आन्टीसँग सल्लाह त गर्नु भएको छ नि?
5: यसमा के सल्लाह गरिरहनु पर्छ र दाई, पहिला पनि काम गरेकै हो नि।
6: त्यही पनि यसो घर सल्लाह गर्नुभयो भने विवाद बढ्दैन नि।
5: त्यो त हो, अप्ठ्यारो नमान्नु होला है दाई, पैसादेखि जागिर खोज्ने कामसम्म तपाईँलाई नै भन्छौँ हामी त, आमाले पनि उल्टै तपाईँहरूलाई नै देखिसक्नुहुन्न फेरि।
6: बुढाबुढी मान्छे त्यस्तै त हो नि।
5: एउटा कुरा भनौँ दाई।
6: भन्नुहोस् न।
5: तपाईँले मलाई तपाईँ भनेको कस्तो कस्तो अप्ठ्यारो लाग्छ भने, तिमी भन्दा भइहाल्छ नि, म त तपाईँभन्दा उमेरले पनि धेरै सानो हो नि।
6: अब एकाएक तिमी भन्दा भन्नेलाई त अप्ठ्यारो, सुन्नेले झन् कसरी लिने हुन् फेरि।
5: हामी दुई बिचको कुरा दुनियाँलाई के मतलब, यसमा पनि दुनियाँले कसरी लिने हुन् भनेर चिन्ता मान्नु त।
7: देवी दिदी छिटो गरौ न, घरको काम त्यत्तिकै छ। आ नकराई रिता, जब महिनाको एक दिन भेला हुँदा पनि घर नै बित्छ है तँलाई। तपाईँको पो घरमा बुहारी छे।
8: गर्छे त्यसले,
7: कसैले नपाएको छोरी पाकी छे, अलिकति काम गर्नु पर्यो कि थकाइ लाग्यो भन्न थालिहाल्छे।
8: सासु सहनी भएर नि, मेरो जस्तो सासु पढ्नुपर्ने इन्दुलाई अनि थाहा पाउँथे।
7: हरे फेरि सुरु भयो है तपाईँहरूको गनगन। लौ न गफ मात्रै गरेर नबसौ न, पैसा दिँदै गर्नु त, म टिप्दै जान्छु।
8: कस्तो हतार गरे कि रिता, आमा समूहको बैठकको नाममा महिनाको एकपटक भेला हुनु छ, त्यही पनि हतार गर्छौ। अरूहरू आउँदैछन्, एकछिन पख न।
7: आ भन्या समयमा कोही आइपुग्दैनन्, आफूलाई यहाँ कस्तो बितिसक्यो।
8: हरे कसैको नभएको घर,
7: ए जालिस है एकछिनमा।
8: हामीले बस बस भनेर मात्र हुन्छ र, उसको पैटिल्ल परेर घर आइपुगेर खोज्ला, अरू आउँदै गर्छन्, हामी यहाँ भक्काले पैसा दिँदै गरौँ न। हिसाब खातामा पैसा चढा न त रिता। ल मेरो 500 रुपियाँ।
7: ए रिता लाउ त लाउ, मेरो पनि लेख। अरे हेर यो घनश्यामको ताल खत्तमै भएर गयो।
8: त्यही त, पहिला त तास मात्र खेल्थ्यो, अहिले त बिहानदेखि टिल्ल परेर हिँडे मात्र देख्छु।
7: तिनको कुरै गरेर साथ दिए छैन, पहिला जुवा खेलेर सम्पत्ति सिद्ध्याए, अहिले सम्पत्ति सक्या पिरमा रक्सी हारिन्छन्। पोइबाट कहिले सुख नहुने भयो मलाई।
8: सम्पत्ति पनि थोरै सकाएको हो र भने, त्यत्रो खेत सबै बेचेर खायो, अहिले पछुतो मानेर के काम।
7: पछुतो नि के लाग्यो होला र खै, जोड्याले जाँड खाने बहाना खोज्या होला नि। पहिला त त्यसरी रक्सी खाँदैन थियो है प्रेम कुमार दिदी।
8: हो नि, आमा पनि सानैमा बितिन्, राम्रो नराम्रो सिकाउने मान्छे कोही भएन त्यसलाई।
7: त्यसो होइन दिदी, बिग्रिने मान्छे त्यसै पनि बिग्रिन्छन्।
8: आमा बाउले सकेसम्म छोराछोरीलाई तलै लगाएर राख्या हुन्छन् के कान्छी, अब स्वाइनीले लोग्ने तलाउने कुरा आएन, त्यसमाथि पनि रिता जे भने पनि सहने खालकी छ
7: खै। आमा बाउ भएका छोरछोरी पनि बिग्रेर

0: त्यस्तो नि हुन्छ र भने होइन त गुणदेवी दिदी।
1: ए बाबा, भयो के भयो, छोडिदेऊ।
2: होइन, यिनीहरूले कुसुमको बारेमा के कुरा गरेका गुणदेवी दिदी, तपाईँलाई थाहा छ र केही?
0: लौ, कुसुम र एउटा केटो इन्दुको कोठामा चुकुल लाएर बसेको भेटाएको भन्ने कुरा तपाईँलाई थाहा छैन र प्रेम कुमार दिदी?
2: लौ, के कुरा गरे कि तिमीले रिता? कसले भने त्यस्तो नचाहिने कुरा?
3: हावा नचली पात हल्लिन्छ, झन् गुणदेवी दिदीले आफ्नै आँखाले देखिया कुरो।
2: नभएको कुरा नगर है कान्छीमा।
3: गुणदेवी दिदी, मैले बढी कुरा गरे हो कि साँच्ची के हो भनिदिनु त?
1: यिनीहरूले नभएका कुरा के गर्थे र? अलि दिन अघि मात्रै मैले खुद आफ्नै आँखाले देखेको हो।
2: कुरा त्यस्तो थियो भने त तपाईँले मलाई त्यही दिनमा भन्नुहुन्थ्यो होला नि दिदी, यतिन्जेल किन चुप लागेर बस्नुहुन्थ्यो र?
1: अब छोरीलाई बैस चढुन्जेल माइतीमा राखेपछि यस्तै हो। मैले भन्या बेलामा खुरुक्क बिहा गरेर पठाइदिएको भए आज यो दिन देख्नु पर्थ्यो? अब मुख लुकाएर हिँड्ने हो कि नाक छोपेर हिँड्ने हो, त्यस्तै पारियो कुसुमले।
2: के कुरा गर्नुहुन्छ दिदी, मुखै लुकाएर हिँड्नु पर्ने के काम गरिरह्यो कुसुमले?
1: अब मलाई के सोच्यो हे प्रेम कुमारी, त्यस दिन इन्दुको कोठामा डामडुम ढोका लगाएर त्यो केटासँग के गरिस् भनेर आफ्नै छोरीलाई गएर सोध न।
4: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
5: गत हप्ता सोधिएको प्रश्न थियो, नेपालको कानून अनुसार नाबालिग भन्नाले कति वर्ष उमेर नपुगेको व्यक्ति बुझिन्छ? यसको सही उत्तर हो 18 वर्ष। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत झापाबाट ठाकुर सिंह गुरुङ, मुगुबाट कमला रावल, दार्चुलाबाट गौरी बोहरा र झापाबाट विशाल बराल विजेता बन्नुभएको छ। यहाँहरूलाई धेरै धेरै बधाई, तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। साथै अङ्क 1-46 सम्मका साप्ताहिक विजेता मध्येबाट गोला प्रथा मार्फत कञ्चनपुरकी हिना बोहरा सुपर विजेता बन्नु भएको छ। तपाईँलाई धेरै धेरै बधाई हिनाजी, तपाईँले स्मार्टफोन जित्नु भएको छ। पुरस्कारका लागि हामी तपाईँलाई सम्पर्क गर्नेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, बच्चा जन्मेपछि कति दिनभित्र निशुल्क जन्म दर्ता गराउन सकिन्छ? प्रश्न फेरि एकपटक, बच्चा जन्मेपछि कति दिनभित्र निशुल्क जन्म दर्ता गराउन सकिन्छ?
6: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी 1 स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: 어떻게 아마 시럽 넣었다면 액진 수축에
1: 그룹과 옳다
0: 액진 번이 수도 넣어드는 거네
1: 수트는 번이 섬에 온자니 बेला नको बेला सुत्छ कोही कामले घरको दुरी चढ्न लागिसक्यो होइन अल्छिनी कस्तो हुनु
0: टाउको दुखिहाल्छ क्या आमा
1: नचाहिने काम गर्दै हिँडेपछि टाउको त दुखिहाल्छ नि
0: ल मैले के नचाहिने काम गरेको छु र
1: गाउँलेका अघि मुख देखाउन नहुने बनाइहालिस् अझ मैले के गरेको छु रे
0: ए आमा नकराउनु न आफूलाई कस्तो उल्टी होला जस्तो भइरहेछ एकछिन सुत्छ नि
1: होइन आजभोलि के भएछ तँलाई बेला नको बेला सुतिरहेछ राम्रोसँग खाँदा नै खान्नस् हुँदाहुँदा उल्टी आउन लाग्यो भन्छस् कतै गुणदेवी दिदीले भनेको कुरा हो कि क्या हो
0: छ्यामा फेरि सुरु हुनुभयो मैले तपाईँलाई कतिपटक भनिसकेँ ठुली आमाले हुँदै नभएको कुरा बढाइ चढाइ गरेर भन्नुभएको हो भनेर
1: नचाहिने कुरा नगर है कुसुम हुँदै नभएको कुरा किन भन्नुहुन्छ र गुणदेवी दिदीले फेरि तेरो चालामाला निको नै
0: तपाईँलाई मेरो विश्वास लाग्दैन भने किन सोधिराख्नुहुन्छ त ठुली आमालाई नै गएर सोध्नु न त
1: ठुलो स्वर नगर है कुसुम समाजको अगाडि मुख देखाउन नसक्ने बनाउँदा पनि अझै साना हुन्छस् त
2: आमा तपाईँ माथि हो
1: हो किन
2: आमा ल पैसा राख्नु त 15,000 छ यहाँ
1: हर्के बाली दिएका होला नि होइन
2: अनि किन ठुस्स परेर बसेकी कान्छी
1: आफै गल्ती गर्ने आफै ठुस्किने कान्छी छोरी भनेर जे जे भन्यो त्यही त्यही गरेर राखेपछि टाउका टेक्ने त भइहाल्यो नि
2: जे कुरामा पनि त्यत्तिकै कराउनुहुन्छ तपाईँ पनि
1: कराउनु पर्ने काम गरेपछि कराउँछन् त खुरुक्क न भन्छ कुसुम त्यो हरिश भन्ने किन आएको थियो
0: कतिचोटि भन्नु के म इन्दु बाउजूको मितिनीको भाइ बाउजूलाई भेट्न आएको थियो नभए त्यहाँ सोध्नु न इन्दु बाउजूलाई
2: आमा फेरि त्यही कुरा
1: त नकराए सौगात मलाई कुरा गर्न दे अनि कुसुम घरमा कोही नभएको बेला किन बसेकी त त्योसँग
2: के सोध्नुहुन्छ आमा पनि
0: इन्दु बाउजूले बोलाउनु भएको थियो कि त्यही भएर गएको थिएँ चिनेको साथी भेट्दा कुरा पनि गर्न नहुने हो र ठुली आमा आएर त्यतिकै जे पाए त्यो आफै सोच्नु भएको
1: सोच्ने ठाउँ दिएपछि सोच्दैनन् त
2: सही गलत केही नबुझी यत्तिकै अर्काको बारेमा नराम्रो सोच्न पाइयो र आमा
1: तैँले धेरै फुर्काएर यस्तै भाकी हो यो छोरी मान्छेको इज्जत भनेको माटोको घैँटो जस्तो हुन्छ बुझिस् जोगाएर राख्नुपर्छ फुटेपछि जोडिँदैन फेरि
0: आमा
2: इज्जत त सबैको लागि एउटै हो नि छोरी मान्छेको चाहिँ माटोको घैँटो जस्तो अनि छोरा मान्छेको चाहिँ फलामको जस्तो हुने हो र
0: हेर्नु न दाइ आमा मलाई विश्वास नै गर्नुहुन्न भने कतिपटक भनिसकेँ मैले केही गल्ती गरेको छैन भनेर गाउँलेको विश्वास गर्ने अनि आफ्नै छोरीको विश्वास नगर्ने हुन्छ त
2: कान्छीले गलत गरे छैन भनेको भनै छ त पत्याउनु न अब त्यही कुरा गरेर के हुन्छ भन्नु
1: त दुधको साक्षी बिरालो नबन्छ सौगात एउटा केटा र केटी ढोका थुनेर बसेपछि त्यहाँ गलत भएन भनेर कसरी पत्याउने
2: यामा केटा र केटी साथी मात्र हुन सक्दैनन् र साथीसँग सँगै बसेर पढिन्छ गफ पनि गरिन्छ
1: केटा र केटी खुल्ला ठाउँमा बसेर गफ गर्दा त कुरा काट्ने समाजमा अझ कोठामा बसेर
2: हेर्नु आमा समाजले के भन्छ भन्ने कुराको मलाई मतलब छैन मेरो लागि समाजभन्दा ठुलो मेरो बहिनी हो समाजले देखेको आधा कुरा भन्दा मलाई कुसुमले बताएको पूरा कुरामाथि विश्वास छ
3: के आयुष त हेरेको हेरे भइस्
4: विवेक दाई मलाई त अचम्म लागिरहेछ यो सपना हो कि विपना जस्तो
3: विपना विपना डान्सर भने यही हो केटो मोजगर
4: के मोज गर्ने भन्नुहुन्छ जाउँ यार म त सक्दिनँ यहाँ बस्न
3: बस्न म होला किन जानु पऱ्यो तँलाई अहिले डिम्पललाई भेट्ने भने होइन
4: कति बेर बस्नु त यहाँ मैयाहरू आउँदै गाला समाउँदै गर्दै जान्छन् यार
3: अनि त पनि सामान के चुपचाप बसिरहेछ
4: के समाउनु दाई एउटै आएर मलाई पनि जुस खुवाउनु भन्दै थिए मेरो क्यान्जुसै लगेर गइछ
3: उनीहरूलाई पनि हल्का खुवाउनु पर्छ क्या अघि नै भने होइन मैले अझ ऊ त्यहाँ बस्या भए त झन् छोड्दै छोडिदिन्थे हामी यता पछाडि बस्या भएर त्यस्तो छैन
4: यस्तो रमाइलो हुने रहेछ र पो मान्छे डान्स बार भन्दै आउँदै गर्ने रहेछन् त
3: एक बारको जुनीमा मिलाएर रमाइलो चाहिँ गरिराख्नुपर्छ क्या आयुष बाउ आज तैँले के अरू खान्नस् कि जुसै मात्र खाने
4: अरू पनि खाने र
3: किन सोल्टिनाहरूको नसा लागिसक्यो क्या हो तँलाई
4: त्यस्तो त होइन हल्का लिने भए मगाउन न
3: खै त एक्सक्युज मी दुई प्याक ल
4: अनि हामीले भने पनि यस्तै आइटम हो कि अलिक फरक छ त विवेक दाई
3: को त्यो डिम्पल त्यो त कहाँ यस्तो होली क्या स्मार्ट चाहिँ त्यस्तोमा त आउनै मान्दिनँ आज पनि कति रिक्वेस्ट गरेर बल्ल बल्ल एकछिनको लागि आउँछु भनेर
4: कहिले आउँछ त
3: तँलाई आउन पाएको छैन भेट्न त रफ्तार छ भने नाति न बस एकछिन आइहाल्छ नि खै त्यो गिलास ल्या त के हो केटो आज त पिट गइरहेछ त
4: पानी हाले होइन र त्यही त कस्तो घाँटी नै आएको बल्ला जस्तो भयो दाइ
3: के हो आज त तेरो होसै ठाउँमा छैन जस्तो छ त केटा
5: हाई गाइज
3: हाई के छ
5: आइ एम गुड भर्खरै बस्दै हो कि क्या हो
3: बस न हल्का लिन्छौ
5: सरी आज लिदिन है बाहिर साथी आउँदैछ अनि आयुष हो
3: फोनमा भनेको थियो नि
5: ओ आई सी बट कस्तो इनोसेन्ट लुक्स है
3: यो देख्नमा मात्रै इनोसेन्ट
5: हो र आयुष त्यस्तो हो
4: यो विवेक दाई पनि जे पनि भन्नुहुन्छ
5: कस्तो लजाएको तिमी त अब केटाहरू यसरी लजाउन थाले भने केटीहरूको के काम
4: छैन खासै लजाएको
5: अनि बोल्नुहोस् न कता कता देखा जस्तो फेस के तपाईँको हामी कहीँ भेटा थियो र
4: होइन होला मेरो अलि क्याजुअल फेस भएर होला प्रायले यस्तै भन्छन्
5: वान मिनट है मेरो एउटा इमर्जेन्सी फोन आयो एकछिन गफ गर्दै गर्नु न ल तपाईँहरू
3: ए हस् हस्
5: हेलो अँ भन त
3: के हो केटा बस लुक्समै कुरा मिला जस्तो छ त खै भेटेको छ कि भनेर पो सोध्छ त कि पहिले भेटिसकिस् त फेरि साह्रै घुसखुसे छ
4: कहाँबाट भेट्नु भर्खरै त देख्दैछु खै यो गिलासमा हल्का थपिदिनु त कस्तो कस्तो भयो या हल्का लगाइहालौ
3: आज त जोस निकालेको छस् त कि जाने मुड बनाइरहेछस्
4: ए दाइ पनि जे पाए त नभन्नु न आफूलाई यहाँ कस्तो नर्भस फिल भइरहेछ
3: के हो केटी त ठिक छ नि होइन
4: केटी एक्टिभ रहेछ
5: सरी है घरबाट फोन आएर अनि के कुरा हुँदै थियो यहाँ
3: तिम्रो बारेमा कुरा हुँदै थियो
5: हो है के कुरा हुँदै थियो त्यस्तो एकैछिन ल आएँ आए हुन्छ आएँ भनेको बाहिर एकजना साथीलाई बोलाएको थिएँ बाहिर कुरिरहेको रहेछ मलाई अनि फोन गरेको गरै थियो
3: ए
5: आज त मेरो काम परेर निस्किनु पर्ने भयो नि आयुष बरु मिलाएर कुनै दिन स्पेसल तरिकाले भेटौँला नि हुन्न
3: ओहो पिरो पानी दिनु न
6: के भन्ने भाग बस्ने बेला पानी सार्नु पर्छ नि गल लाग्ला भन्ने कसैलाई यादै हुन्न के गर्नु ल ल पानी
3: होइन यो घरकाहरूले खाना खानन् कि क्या आज
6: रमाले छोरी सुताएर खान्छु भने सन्देश मोबाइल बोकेर कुन कुना ग्याम हो कि श्याम खेल्दै होला अब बच्चालाई के भन्नु अब बाउकै त मोबाइल भेटेपछि त्यही ताल हुन्छ
3: ए आमा पनि टक्कला र साडी चाहिँ मन परेको पर्नु बरु भनौँ न
6: मखमलको कालो चोलो त खासकै छ नि त्यो निलो रङको साडीमा भने अलिअलि प्याला बुट्टा फुल भइदिया भए झन् राम्रो हुन्थ्यो अनि रमालाई चाहिँ के किन्दिस् त
3: त्यसलाई केही पनि चाहिँदैन अहिले जति पनि लुगा छन्
6: कुखुरा बेचेका सबै पैसा उडाएस कि बच्चा पनि छस्
3: 11 कडकनाथ बेचेको 22,000 भएको थियो किनमेल यताउता गर्दाखेरि 6,000 सकिहाल्यो टक्कला र 16,000 बाँकी छ अब त्यो पैसा पनि लिएको सापट तिर्नु छ नि
6: होइन त्यो कुखुराबाट राम्रै फाइदा हुने रहेछ कि के हो
3: त्यही भएर त अलि धेरै पाल्न आँटेको नि आमै आफू फोकटा कचकच कचकच मात्र गर्ने खाले
6: फाइदा हुने कुरो त राम्रै हो कमाइ राम्रो गरिस् भने शालिक चोका घर बनाउलास् के मेरो सपना नि पुरा गरिदिलास् भन्ने लाग्छ
3: अब 16-17 कुखुरा पाल र शालिक चोका घर त बना बनै हो टक्क लाएर जग्गा लिजमा लिएर 6-6 महिनामा 150 कुखुरा बेचिरहने हो भने पो 8-10 वर्षमा घर बन्ला त नत्र त उयो आमै
6: केही काममा लागेपछि ध्यान दिएर त्यसमै लागिरहने तेरा बाको जस्तो बानी भए पो हुन्छ के भनेदेखि त आज एउटा कुरा गर्छ अब भोलि अर्को कुरा
3: ए बाको त्यस्तो पो बानी थियो र
6: तेरा बा निकै कडा मिजाजका हुनुहुन्थ्यो झनक्क रिसाउने रिसाएपछि आँखै नदेख्ने हात छोड्न त 1 मिनट पनि लाउन्नथे झ्याम्मै पिटिदिने तर काममा भने पक्का
3: बाको र मेरो बानी खासै मिल्दो रहेनछ ल टक्क लाएर मलाई रमाइलो गर्न मनपर्छ बालाई पिट्न मन पर्दो रहेछ
6: हाँसो ठट्टा पनि गर्नुहुन्थ्यो नि तर अरूले ठट्टा गरेको मन नपर्ने, के भनेदेखि आफूले मात्रै गर्ने हो।
7: अँ थाहा छ मलाई, एकपटक बासँग ठट्टे ठट्टामा बा तास खेलौँ भनिदिएको, टक्क लगाएर च्याप्प पहाडमा समातेर बुढाले त मल हाल्ता पुग्ने गरी भरिदिनु भयो नि।
6: त्यति नगरेका भए तिमीहरू बिग्रेर काम नलाग्ने हुन्थ्यो अहिले।
7: भनेपछि पिटेरै तल आयो है हाम्रो बाले हामीलाई चाहिँ।
6: बाबुआमाको डर नभएका छोराछोरी काम लाग्दैनन्। भात अलि थपौ।
7: भयो भयो।
6: तेरो छोरो पनि मोबाइल भनेपछि सब थोक बिर्सिने भएको छ, कट्टुमै आची गरेको समेत थाहा पाउन्न। थप्पर लगाएर भए पनि त्यो बानी चाहिँ छुट्टा है त्यसको।
7: ए आमा पनि भात खाने बेला यो आची साचीको कुरा नहरू न, हेर्नु टक्क लाएर नि यो घर धेतोमा राखेर पैसा निकालौँ, कुखुरा पालौँ, पैसा कमाऊ अनि साली चोका घर बनाउला नि आमा।
6: घर धितोमा राखेर दिन निकालेर कुखुरा पाल्दैमा कमाई हुन्छ?
7: देख्नु भएन, जम्मा 16-17 कडकनाथ पाल्दा आफूले खाएर बचेका बेच्दा समेत 22,000 फाइदा भयो त, थाहा छ त तपाईँलाई।
6: चल्ला फ्रीमा पाइया थियो र पो नाफा भयो, आफूले पैसा हालेर ल्याएको भए के पो।
7: आमा पालिकाले सस्तो रेटमा चल्ला मिलाइदिन्छौ भनेछ, औषधि उपचार पनि फ्रीमा हुन्छ अरे के, सुरुमा 70-80 चल्ला मात्रै पालौ न।
6: के रे 70-80 त्यो पनि छटा के भनेदेखि ऋण लिएर धुरीमा कुखुरा पाल्नु छ, सारा चल्ला भुसुकै भए ऋणमाथि ऋण थपिएर घरै लिलामी हुन्न।
8: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेतानी बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट 4 विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
9: गत हप्ता सोधिएको प्रश्न थियो, बच्चा जन्मेपछि कति दिनभित्र निशुल्क जन्म दर्ता गराउन सकिन्छ? यसको सही उत्तर हो 35 दिनभित्र। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत रुकुम पश्चिमबाट नवराज खड्का, दैलेखबाट गंगे अधिकारी, कास्कीबाट लक्ष्मी लम्साल र सोलुखुम्बुबाट आशा खालिङ राई विजेता बन्नुभएको छ। यहाँहरू सबैजनालाई धेरै धेरै बधाई, तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, बच्चा जन्मेपछि 15 महिनाभित्र कतिवटा खोप लगाउनु पर्छ? प्रश्न फेरि एकपटक, बच्चा जन्मेपछि 15 महिनाभित्र कतिवटा खोप लगाउनु पर्छ?
10: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 16601-34567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 98015-75008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी 1 स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 54
2: सम्हालिन खोज्छु म छाडा हुन खोज्छु
1: कुसुम
2: राजु अरियालजीको
1: कुसुम
2: मिठो कविता पश्चात
1: के बेला नको बेला मुख छोपेर सुते कि

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 55
2: के भयो रमा तिमीलाई वाकवाकी लाग्यो कि फेरि तेस्रोको सरसार त होइन कतै
3: चुप लगा दिउँ पनि त्यस्तै तेस्रो चौथो भनेका छन् कुराको सुली सोर्न लगाएछौ अनि वाकवाकी लाग्दैन त
2: टक्क लाएर डबल मास्क लाऊ न लाग्दैन क्या वाकवाकी
3: गफ दिँदा त खुब आउँछ नि तिमीलाई
2: गफ दिएको होइन नि यसको ज्याला पनि पाउँछौ क्या तिमीले
3: कसले दिन्छ मलाई ज्याला
2: अब यो सबै सुली जम्मा गरेर बोरामा हाल तरकारी खेती गर्नेले किनेर लान्छन् अनि टक्क लाएर आएको पैसा तिम्रो ज्याला होइन त छोरी
3: यति जाबुको त 100 रुपियाँ पनि आउँदैन होला
2: अनि 100 रुपियाँ चाहिँ पैसा होइन र भने
3: पैसा त हो कि उत्सव अहिले झन् बेरोजगार भएर बसाए बेलामा थाहा भएको छ मलाई पैसाको महत्त्व
2: बेरोजगार होइन टक्क लाएर छोराछोरी हुर्काउनु पनि त कामै त हो नि होइन अरे छोरी हो भने छोरीले देख्यो होइन यहाँ राखेको तेल फेरि कता परेछ ए अँ भन के हो
3: अब मैले फेरि काम सुरु गर्ने भएँ है
2: काम त गरि त रहेको छौ नि बरु यता धुलो नउडाउन यहाँ नानीको जिउमा पर्छ सबै
3: हाँ उत्सव तिमी खालि ठट्टा मात्रै गर्छौ मेरो कुरालाई कहिले काहीँ सिरियसली पनि लिऊ न
2: ल बाबा ल अनि कामै सुरु हुन थाल्यो कहाँ नि त्यही सहकारीमा केही सरसल्लाह नै गरिनौ त फेरि
3: होइन होइन यहीँ भन्ने त फिक्स भएको छैन तर मैले जगत दाई र ललिता भाउजूलाई चाहिँ कतै राम्रो काम भेट्यो भने मलाई खबर गरिदिनुहोस् चाहिँ भनेको छु है
2: अनि
3: जगत दाईले एउटा बिमा कम्पनीमा होला जस्तो छ भन्नुभएको छ
2: खै के भन्नु मैले त्यही भएर हो क्या तिमीसँग आमा रिसाउनु भएको
3: लौ मसँग आमा यो कुरामा किन रिसाउनु पर्यो र
2: यो त्यो भने होइन अब सरसल्लाह नै नगर्ने बानी छ तिम्रो पनि
3: सरसल्लाह त गरिरहेको छु नि उत्सव यता घर खर्च चलाउने ऋण तिर्ने कुरामा पनि तिमी एक्लैको कमाइले कहिले हो कहिले मैले पनि यसो सकेको गर्दा त राम्रै होला नि होइन र
2: त्यो कुरा त ठिकै हो तर अहिले घरदेखि परसम्म मैले नै हेर्नुपर्ने स्थिति छ ढाबा हेर्ने कि कुखुरा पाल्ने व्यवसाय हेर्ने कि त्यसमा तिमी पनि जागिर भयो भने त
3: कस्तो कुरा गर्छौ के उत्सव जागिर मेरो पनि रहर हो घरको बाध्यता पनि हो अब म केही पनि नगरिकन बसौँ त
2: त्यस्तो भने छैन नि मैले छतमा फराकिलो खोर बनाएर अझ धेरै कडकनाथ पाल्ने कुरा छ तिमीले जागिर थालेपछि यो सबै कसरी सम्भव होला भन त
3: आफ्नो रहरको पेसा गर्न त सबैलाई मन लाग्छ नि उत्सव
2: अहिले भइराखेकै काम गर्यो भने पनि त पुग्छ नि जागिर किन खानु पर्यो भन त के भो टक्क लाएर किन जोसिदै हल्ला खल्ला गर्दै कुदिरहेछस् त केटा त
3: ल अब झोला राखेर फटाफट लुगा फेर है अनि अनि म हात धोएर खाजा बनाइदिइहाल्छु तिमीलाई
4: बाबा हजुरलाई स्कुलबाट चिठी आएको छ
2: स्कुलबाट चिठी ए हो किन रहेछ त
3: कक्षामा यसले राम्रै गरेर पुरस्कार सुरस्कार पो दिन बोलाए कि
2: अँ अब केटो बोलकड पनि छ मेरै गोता गएको छ अब केहीमा फर्स्ट भयो होला पुरस्कार लिनु बोलाए पनि हुन सक्ला खै यता त्यता
4: लिनु
3: राम्रै कुरा होला नि खै खै म पनि पढ्छु चिठी यता लियो त सन्देश
2: पढ्दैन पढ्दैन म पढिहाल्छु नि के चाहिँ भनेर पठाएछ नि त किन सरले चिठीमा ठिक्क गदा झन् छोराले स्कुल गएर राम्रो लेखपढ गर्ला क्लास टप गर्ला भनेको त साथीको दुई दुईवटा दाँत पो झार्दै छ त तँलाई त म पढ्न
3: नझर्क न उत्सव बच्चा हो कहिलेकाहीँ यस्तो भइहाल्छ नि न अरू नै कुरा पो हो कि
2: झर्किने मात्रै होइन यसलाई त हातखुट्टा बाँधेर सुम्लेन भने म यसको बाउ नै होइन यसलाई कसरी तलाउनु पर्छ मलाई थाहा छ तिमी हेर्दै जाऊ न यहीँ जाऊ
5: लो यता यता यता ए फोर्सले हान्न मुला खुट्टा भाँचेला जस्तो गर्छ यार
2: मेरो खुट्टा दुखिरहेछ भने होइन तँलाई
5: तेरो पनि आजै खुट्टा दुख्नु पर्ने झन् फुटबल खेल्न सिकौ भने त
2: मैले जानी जानी दुखाएको हो त अस्ति न मड्क्या खुट्टा राम्रोसँग ठिक भएको छैन भन्दा भन्दै बल हान भन्छस् फेरि अनि फोर्सले हानेन भने फेरि गाली गर्छस् कि यसले
5: हानिहाल्छ यार खै त रामकाजी अहिलेसम्म आएन झन् केटाहरूलाई लिएर आइज है भने ओ अझै त्यसलाई एकपल्ट फोन गर् त
2: अघि भर्खर गरे होइन 5 मिनट त भयो आउँदै होला कि
5: एक हप्तादेखि प्लान बनाउँदा पनि केटाहरू टाइममा आउँदैनन् यार आफूलाई कस्तो खेल्न मन लागिसक्यो
2: ह्या एकछिन कुर्न पनि कस्तो गाह्रो भएको तँलाई कि कुन चाहिँ हिरोलाई देखेर यस्तो भूत चढाएको नि
5: त्यो अनमोल केसीको क्याप्टेन भन्ने फिल्म हेर त, तँलाई पनि मलाई जस्तै फुटबल खेल्ने भूत चढ्छ कि चढ्दैन भने थाहा पाउँछस्।
2: मुला, तँलाई जस्तो जुन फिल्म हेऱ्यो त्यही फिल्मको हिरो जस्तै भन्ने भूत चढ्छ मलाई। पहिला फुटबल खेल्नुभन्दा फिल्मको म्यागजिन पढ्छु भन्थिस्, अहिले
5: पहिल्यैदेखि खेल्न पर्ने रहेछ के? अहिले त म खतरा खेलाडी भइसक्थेँ होला है, के गर्नु फुटबल खेल्नलाई नै भनेर फेरि स्कुल आउन नमिल्ने।
2: आन त, मलाई पनि साथी हुन्छ, सबै केटाहरू पास भयो, मैले मात्र फेरि पर पढ्नु पर्यो के? क्या बोर के?
5: हो त, आइदिउँ। हेर, सधैँ त म भन्दिनँ, तर अब कहिले काहीँ फुटबल खेल्न भए पनि आउँछु है।
2: आफूलाई यहाँ स्कुल टेक्नै नपरे हुन्थ्यो जस्तो लाग्छ, ऊ आउँछु भन्छ फेरि। हेर न,
5: तँलाई के थाहा यार, स्कुल छोडेपछि स्ककुल स्कुलमा गरेका कुराहरू क्या मिस हुने रहेछ।
2: सिधै भन्न, कुसुम मिस हुन्छ भनेर मुला। त्यो दिन तैँले टोयलेटको पर्खालबाट कुसुमलाई हेरिरहेको बेला के डाङ्गी सरले पछाडिबाट टाउकोमा हाने चाहिँ अझै बिर्सिनँ यार म त्यो। बिचरा हरिस पनि आफ्नै गर्लफ्रेन्डलाई हेर्दा पनि पिटाइ खानु पर्यो के?
5: केही छैन यार, समय समयको खेला हो, त्यो बेला हेर्दा पिटाइ खाइयो, अहिले त
2: के अहिले के भन्न।
5: बुझ्न कुरा मिलाएर
2: ओए के हो यार, कुरा त्यहाँ पुगिसक्यो।
5: अँ त,
2: कहिले के भन्यो?
5: अस्ति होलीको दिन के म इन्दी दिदीको घरमा गएको थिएँ नि, हो त्यही दिन।
2: के भयो है भन्न।
5: अब के हुन बाँकी थियो सोच्न आफै।
2: त क्या लकी यार है, कस्तो फिल हुँदो रहेछ भन्न है।
5: भोलि पर्सि आफै थाहा पाउलास्।
4: के कुरा हरिस?
5: ए गौरी, तिमी कहाँ थियौ?
4: कञ्चन, त घर जा है, हामी निबन्ध भोलि लेखौँला। के वाल लपरेर हेरिबस भने, मेरो काम छ कि जान। भन त, के कुरा हुँदैछ तिमीहरूको?
5: कुरा केही होइन। अनि तिमीहरू भित्र थियौ, मैले त याद नै नगरेको।
4: कुरा नघुमाऊ न, तिमीले अघि अजयलाई के भन्दैछ त्यो त खुरुक्क भन त।
2: गौरी ल्याङ नगर्न, त्यो गर्लफ्रेन्ड बोयफ्रेन्ड बिच भएको कुरा आफ्नो साथीले बताउँदै थियो कि, तँले पनि कुसुमले भनी होला त, हरिसलाई किन सोध्छेस?
4: नकराई अझै, अनि तिमी चाहिँ किन चुप भने हरिस?
5: त्यस्तो होइन के गौरी, मैले केही पनि भनेको छैन अजयलाई।
4: केही भनिन रे, तिम्रो र अजयको के कुरा भयो मैले सबै सुनिरहेको छु, बुझ्यौ?
5: सुन्या भए भइहाल्यो त, के खिचखिच गरेर, मैले नभएको कुरा भने होइन क्यारे।
4: आमा, यो हरिस त कस्तो रहेछ भने, तिमी त कस्तो रिस उठ्दो छ्या, मलाई केही थाहा छैन भन् थानेको। त्यो दिन तिमीहरू इन्दु बाउजूलाई कुर्दै फोटो हेरेर बसेको होइन?
5: कसले भन्यो तिमीलाई?
4: ए, मलाई त कुसुमले केही भन्दैन।
5: तिमी कुसुमको बेस्ट फ्रेन्ड भयो भन्दैमा कुसुमले आफ्नो सबै कुरा भन्छ भन्ने छ र?
4: त्यसै त तिमीहरू त्यो होलीको दिन कोठाभित्र बसेको कुराले सबै नराम्रो सोचेका छन्, त्यसमाथि तिमी भए नभएको कुरा बढाइ चढाइ गरेर कुसुमको बेइज्जत गर्ने, त्यसो पनि हुन्छ राम्रो साथी?
5: हेर गौरी, तिमीलाई कुसुमले जे बताए तिमीले त्यही पत्यायौ। त्यस दिन इन्दु दिदीको कोठामा कुसुम र मेरो बिच के भयो भन्ने कुरा तिमीलाई भन्दा बढी मलाई थाहा हुन्छ होइन र?
6: रोजिना छोड्न कि म दुख्यो साह्रै न। अयो अयो,
7: थ्याङ्क यू भन्न, थ्याङ्क यू भन् छिटो।
6: ल, थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू।
7: हजुर, बेसी दुखाएको हुँदै भएन, झन् पुरै नङ्गार्न मन लागेको थियो। बसिस् त,
6: हजुर बसिस् है, हेर त यहाँ कस्तो डाम बसिरहेछ।
7: अरू बेला गालामा डाम बस्थे, अब आज पाखुरामा बसे, के भयो त एउटै त हो नि।
6: चुप्ला, क्यान्टिनमा बसेर यस्तो कुरा गर्छस्?
7: के भयो त अनि, तरमा मात्रै त हो नि, कुरै गर्न नपाइनुहुन्छ र? आहा, स्यान्डल त कस्तो राम्रो रहेछ नि त है, कसकोबाट किने तैँले?
6: कसकोबाट भन्नु, बजारमा जुन पसलमा भेटिन्छ त्यसै पसलबाट।
7: अहिले घर जाँदा सँगै जाउँ है, तैँले किनेकै ठाउँबाट किन्नु पर्ला मैले पनि।
6: कुन पसल हो मैले थाहा छैन।
7: के कुरा गर्छ यसले, अब आफैले चप्पल किन्ने ठाउँ पनि थाहा हुँदैन त।
6: हेर, तँलाई किन झुट बोल्नु, मलाई उसैले गिफ्ट दियो के, बुझिस् नि।
7: ए ए, बल्ल बुझे, अब मान्छेलाई यसरी गिफ्ट आउँदो रहेछ र पो, कहिले टी सर्ट कहिले स्यान्डल चेन्ज गरी गरी लाउँदो रहेछन्। अनि अरू के लागेछ गिफ्टवाला भन् त,
6: तँलाई किन भन्नु?
7: ल, नभने नभन, तर आजको खाजा चाहिँ तेरो नाममा।
6: ठिकै छ नि, के भयो त, आज म तिर्छु भोलि तैँले तिरेस्।
7: अब भोलिको कुरा भोलि नै गर होला, तर आज चाहिँ मैले खाजा मगाइहालेँ है, एकदम भोक लागिसक्यो। हेलो मेघ दाई, दुई ठाउँमा पकौडा अनि चिसो ल्याइदिन न।
8: ए हस् हस् हुन्छ।
7: अनि अचेल त फुट्टा फुट्टा गिफ्ट आइरहन्छ नि, के हो केटी,
6: अलिअलि त आउनु परिहाल्यो नि,
3: नत्र ब्रेकअप हुन के भेद? मलाई मात्र किन भन्छेस्? तेरो पनि त आएको होला।
7: मलाई कसले दिने हो र? आफूलाई त्यस्तो दिने खाले हेरे होइन, आफूले हेरेकोले फेरि टेर्दै टेर्दैनन्, अरू त कसले दिन्छ त?
3: तेरो हिरो छ त आयुष, हाम्रो त लपन छपन छैन, प्योर लभ हो भने त्यस्तो त्यहाँ होला नि गजब गजबको गिफ्ट
7: दिन्छ त्यसले। बोलचाल त छैन हाम्रो।
3: ए अझै बोला छैन? अनि वास्तै गर्दैन भने चेन्ज गर्दैन त? अहिलेको जमाना नि के होटेल समातेर बसा त? अनि
7: होइन यार, मैले त्यस्तो केही पनि सोचेको छैन।
3: तेरो एक्सले सोचिसक्यो त, अनि त चाहिँ के हेरेर बसेको त?
7: के रे सोचिसके रे?
3: अनि के त, आयुष एउटा केटीसँग अस्ति जुन तारा होटेलबाट बाहिर निस्किँदै थियो।
7: कहाँको होटेलमा?
3: त्यही चोक अगाडिको जुन तारा होटेल भन्ने थाहा छैन, त्यही चोकबाट निस्किँदै थियो त।
7: ए अनि कोही आफन्त पनि त हुन सक्छ नि?
3: के को आफन्त हुनु नि, हाँसमाँदै मस्किँदै निस्किएको थियो।
7: को केटी रहेछ त, त चिन्छेस?
3: केटीको नाम चाहिँ नि थाहा भएन मलाई, तर देख्यो भने चाहिँ नि चिन्छु। फेरि भेट्यो भने फोटै खिचेर लिएर आइदिनु तलाई।
8: कसले फोटो खिच्यो फेरि? के भयो रोबिन त?
3: केही होइन, हाम्रो हिरोनीको हिरोले पार्टी चेन्ज गरे जस्तो छ।
8: को हिरो? कसले के पार्टी चेन्ज गरे?
3: आफ्नै दिलभित्रको मान्छेले डेरा साटेर अर्काकै दिलभित्र जान थालिसके यहाँ।
8: के भने यस्तो, म त तिमीहरूको केही कुरा बुझ्नै सक्दिनँ।
7: सबैले नबुझेकै राम्रो नि।
8: खास कुरा के हो भन्न?
3: आयुषलाई अर्कै केटीसँग हिँडेको देखेको थिएँ क्या मैले।
8: हो र, त्यस्तो भइसक्यो त्यो? एकैछिन है, बाबाको फोन आएछ। हेलो,
3: तँ किन टोलाकि नि फेरि?
7: होइन के होइन।
3: हेर केटी, मैले भनेको मान्छेस् भने आयुषको बारेमा सोध्न छाड्दै, यसरी अर्कै केटीसँग हिँडेको देख्दा देख्दै अझै पनि त मरिहत्ते गरेर बस्छेस्?
9: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
10: गत हप्ता सोधिएको प्रश्न थियो, बच्चा जन्मेपछि कति दिनभित्र निशुल्क जन्म दर्ता गराउन सकिन्छ? यसको सही उत्तर हो 35 दिनभित्र। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत रुकुम पश्चिमबाट नवराज खड्का, दैलेखबाट गंगे अधिकारी, कास्कीबाट लक्ष्मी लम्साल र सोलुखुम्बुबाट आशा खालिङ राई विजेता बन्नुभएको छ। यहाँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले रु 200 को रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, बच्चा जन्मेपछि 15 महिनाभित्र कतिवटा खोप लगाउनु पर्छ? प्रश्न फेरि एकपटक, बच्चा जन्मेपछि 15 महिनाभित्र कतिवटा खोप लगाउनु पर्छ?
11: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 52 ल हेर
2: आयो
1: आफै चकचक गर्छ अनि आफै अय्या भन्छ
2: खुट्टामै लागु के
1: काटेको तरकारी के भनेदेखि सबै खसालेर भुइँभरि छर्दिस तँलाई पिट्दिउँ म
2: पिट्नु भयो भने म छतमा गएर सबैले सुन्ने गरी रोइदिन्छु नि फेरि
1: चुप लाग जाऊ त
2: मोबाइल दिनु न त आमा अनि जान्छु नि
1: किन चाहियो नि मोबाइल खुरुको गएर पढ्जा
2: होमवर्क त सकिसक्यो अब के पढ्नु
1: होमवर्क सके पनि किताब पल्टाएर पढ्न त हुन्छ नि
2: होमवर्क गर्दा गर्दै पढिसके त अब कति पढ्नु
1: होइन कति आएको के यसलाई उठे जवाफ फर्काउन
2: हजुरआमा हजुरआमा
1: के
2: आज मम्मीले किन खाना नबनाएको
1: तेरी मम्मी परसरी के त्यही भएर
2: परसरी भनेको के हो आमा
1: अरे परसरी भनेको के भनेदेखि नछुने भई भनेको
2: अब हामीले मम्मीलाई छुनु हुँदैन हो
1: अँ पाँच दिन छुनु हुँदैन आज भोलि पर्सि र नि पर्सिसम्म तेरी आमाले छोएको भाँडो यताको उता उताको यता नगरेस् देउता रिसाउँछन् नि फेरि
2: देउता किन रिसाउँछन्
1: अरे रिसाउँछन् भनेपछि रिसाउँछन् नि
2: आमा देउता रिसायो भने के हुन्छ
1: चुप ला देउता रिसायो भने अनिष्ट हुन्छ
2: हजुरआमा अनिष्ट भने के हो
1: अरे ऊ तेरी आमा है उसैलाई सोध
3: आमा खाना पाक्यो नानी निदाइहाल्छ कि दुई गाँस भात खुवाएर सुताइहाल्न पाए हुन्थ्यो
1: तेरो छोरोले काम गर्न दिएन पाक्छ घरि के चलाउँछ घरि काटेर ठिक्क पारेको तिउन घोप्टाइदिन्छ ढिक्कै बनाइसक्यो
3: बाबु हजुरआमाले त्यसरी नसताउ त
2: मैले केही गरेको छैन हजुरआमाले मलाई कस्तो गाली गर्नुहुन्छ
1: चुप लाग साइदु वा कुरा लाउँछस्
2: हजुर आफै हो कि साइदु वा
3: बाबु के भनेको हजुरआमालाई त्यस्तो
1: देखिस् होलि नि तेरो छोरोको चाला के भनेदेखि यसको त थुतुनु सुतुनु च्याच्छु म कुन्दिन
2: च्याता च्याता
3: सन्देश आमा ऊ त सुतीको कपडा दिनुहोस् न नानीको आँखाबाट आँसु चुहेको चुही छ सफा गरिदिनु पर्यो
1: कचेरै सफा गरेर त जस्तो सुकै कपडा भयो नि त भइगयो नि
3: डाक्टरले मनतातो पानीमा चोबेर सफा कपडाले मात्र आँखा सफा गर्नु भनेका थिए थोरै मनतातो पानी दिनुहोस् न
1: डाक्टरहरू त के भन्छन् नि तेरो छोरीको आँखामा समस्या हुन्छ बिग्रिन्छ भनेर डर देखाएका होइनन् केही भयो त फेरि के भनेदेखि आँखामा अलिअलि आँसु कतेरा त कसको बच्चाको आउन्न र त्यतिकै आतिन्छौ तिमीहरू
3: बाबु फेरि चक्चक गर्न थाल्यो तिमी त्यो चुलोसी नचलाऊ त हात काट्छ फेरि
2: हेरेको मात्रै के
1: अनि पानी मन तातो भए हुन्छ
3: हुन्छ अलिअलि तातो भए मात्र पुग्छ
1: ल पख
2: म दिन्छु नि त
1: पर्दैन पर्दैन छुवाउलास् फेरि
2: म छुवाउँदिन नि
1: त्यो जान्ने हुनुपर्ने भने यसलाई के भनेदेखि ला अलगै दिए नि पानी
2: हस् आमा
3: बाबु पानी अलि माथिबाट खन है
2: हुन्छ
3: ठुक्काइहाल्यो नि खै छोड आमको राई तै
1: भन्दै थिए नि दिक्क नबनाऊ त मलाई
4: टक्क लाएर कसले किन दिक्क बनायो फेरि मेरो आमालाई खै पानी खाऊ त
1: त्यो रमाले छोको अम्खरा हो
4: के हुन्छ त
1: अरे छोई छिटो हुन्छ के परसरीको मान्छे आफै तर्किनु पर्छ भन्दा कहिले तेर्ने होइन आफूलाई सन्चो हुँदैन
4: आमालाई सहन नभनेपछि अलग्ग बस्दा पनि हुन्थ्यो नि त तिमी पनि
3: म त तर्केकै हो नि सन्देश लामकोटा ठोक्काइहाल्यो तातोले पोलेर हो कि
1: दुधको साँच्चै बिरालो छोराको गल्ती त के देख्थिस् नि
4: ओ सन्देश त किन यस्तो चकचक भएको बुकसुक पढ्नु ओर्नु छैन कि त मोबाइल चलाछ कि त चकचक चकचक गरेछ
3: मोबाइल भेटेपछि बाउ त त्यसैमा व्यस्त हुन्छ त्यसले पनि त्यही देखेर सिकेको होला नि
1: खुब त्यसैको धुर उठान त अहिले पुलपुले त्यसका गल्ती सबै ढाकछोप गर के भनेदेखि पछि चाल पाउँछेस
4: होइन यसलाई त म केयर चलाउने यसलाई त
1: के गरी तलाउने नि तोरीको फुल देख्ने गरी दुई चार लाप्पा लाउने ठाउँमा आउँछ
5: लौ मलाई देखेर तर्सिनु पर्छ त
6: तिमी यहाँ होला भने मैले सोचेकै थिएन नि त
5: हेर न थाहा नपाएको जस्तो गरे म यहाँ छु भन्ने थाहा नभएको भए तिमी आउँथ्यौ त
6: कसम थाहा छैन मलाई इन्दु बाउजूले बोलाउनु भएको भएर पो आएको म
5: होला खुब इन्दु त घरमा हुनुहुन्न
6: घरमा हुनुहुन्न रे बिहान धारामा भेट्दा त दिउँसो आउनु है भन्नुभएको थियो मलाई
5: ए
6: ओ हरिश त्यो कुनातिर फर्केर के गर्नु लाग्यो तिमी
5: ह्याप्पी होली कुसुम।
7: मलाई अबिरको एलर्जी छ भने अब कस्तो चिलाउँछ
5: के हुन्न के
7: मलाई खेल्नमा लाग्दैन।
5: त्यही भएर त म आएको तिमीलाई रङ डल्दिन।
7: ए त्यस्तो पो पख तिमीलाई
5: के गरेको हेर झोलाभरि रङ पर्यो।
7: के छ झोलामा?
5: शशी दिदीले रियानाको लागि सामानहरू पठाइदिनु भएको थियो।
7: खै रियानालाई के पठाइदिनु भएको दिदीले हेरौँ न।
5: खै मैले हेरेकै छैन, आमाले हालिदिनु भा।
7: आहा कस्तो राम्रो कस्तो राम्रो लुगा रहेछ, यो गुडिया पनि कस्तो राम्रो है।
5: गुडिया मन पर्यो?
7: अँ कस्तो राम्रो रहेछ, भयो ननिकाल रङ लाग्ला फेरि।
5: कुसुम
7: हजुर
5: तिम्रो लागि पनि मैले एउटा कुरा ल्याइदिएको छु नि।
7: मेरो लागि के कुरा
5: छ? एउटा गिफ्ट।
7: के गिफ्ट?
5: धोका लगाऊ न त अनि दिन्छु नि।
7: ढोका लगाएर दिनु पनि के गिफ्ट हो र त्यस्तो?
5: पहिला लगाऊ न अनि देखाउँछु। केही हुन्न क्या तिमी नलाउने? ल त
7: कस्तो रहेछ झन् ढोका नलगाऊ भने होइन।
5: मैले तिमीलाई के गिफ्ट ल्याइदियो होला, लगेस गर त।
7: खै मलाई के थाहा त।
5: हेर त
7: हरिस तिमी पनि साँच्चैको फोटो धुलाएर ल्याइदिएको। म कस्तो मोटो देखा रहेछु
5: है।
7: कहाँबाट पायो यो फोटो?
5: राम्रै देख्छ नि।
7: खुब कस्तो रहेछ क्या, यस्तो फोटो पनि धुलाउने हो?
8: सके सुतेर बसेको होली इन्दु
7: ठुली आमा।
5: कुसुम म जान्छु।
8: कान्छी इन्दुको मित भाइ होइन त्यो?
7: हो
8: त यहाँ के गरेर बसेकी हो?
7: इन्दु बोजूलाई कुरेर बसिरहेको थिएँ कि।
8: ए कोठाको ढोका सोका लाएर कुर्नु पर्ने चाहिँ के पारा हो त्यो?
7: होइन साँच्चै हो ठुली आमा,
8: नचाहिने कुरा गर्छेस्। अन्त यो केटासँग कोठामा किन लट्ठारेर बसेकी हो?
7: हामीले त्यस्तो केही गरेको छैन कि ठुली आमा, जे पाइ त नबोलौँ न।
8: ए केटासँग कोठामा थुनेर बस्ने अनि रङ दलादल पनि गर्ने, अझ मैले जे पाएँ त्यही कुरा गरेँ भनेर भन्छस् फेरि म नकचरी। होइन तिमीहरू बिच के गलत नभएको भए मलाई देख्ने बित्तिकै त्यो हरिस किन भागे ल भन् त कुसुम।
9: ए आयुष, ओ आयुष ओलाई आएछ नि छिटो।
10: के भयो के भयो भेट्दै?
9: हेर त यहाँ मेरो आँखामा अबिर परेन।
10: ए लिनु त यो बोतल पानी धुन त।
9: के पानी दिएको यस्तो? यो त रक्सी पो रहेछ।
10: ल ए रुक्नु रुक्नु, तपाईँले दिनुभएको बोतल पो परेछ। यो लिनु त।
9: अरू छ पानी?
10: छैन यति हो, किनेर ल्याऊ त।
9: भयो भयो अलि हल्का भयो। ल पानी भनेर रक्सीले मुख धुन लगाएछ होइन, चढ्या नै बनाएर छोड्ने भइस।
10: मलाई के थाहा त, हेर्दै पानी जस्तै थियो।
9: रङ पनि कस्तो आँखै ताकेर हानेको न।
10: तपाईँलाई फेरि जता जता केटीहरू छन् उतै मुन्टो बटार्दै जानुपर्छ, अनि
9: यसो हल्का रमाइलो त गर्नु परिगयो नि। अनि आयुष केटीहरू चाहिँ को रहेछ?
10: खै त्यो दिनेशलाई मामा भन्थे, उसकै भान्जेहरू होला नि।
9: ए यस भान्जेहरू चाहिँ सही रहेछन् है दिनेश ब्रोको।
10: तर तपाईँ चाहिँ त्यो भान्जेहरूको नजिक नजानु होला है दाइ, वास गनाइ रहेछ ज्यू।
9: बिहान खाएको बेलासम्म गनाउँछ,
10: अनि अघि थपे होइन त फेरि आफूले खानै नखाएर टुच्चा टुच्चा लगाइरहनु भएको छ। अनि
9: होली हो केही हुन्न छोड्दे।
10: ए के हो यस्तो, यता छतमा हेर्नु त विवेक दाई, सोल्टेनाहरू त छतबाट पानी खानु थाले त।
9: ढुगा खोलेर नन ठिक पर्थ्यो नि त।
10: है तेरि के भन्नुहुन्छ क्या दाई पनि,
9: त मुलालाई टार्जन हुनु मैले सिकाइ राख्नु पर्ने हो र।
10: हे दाई
9: छतबाट लुकी लुकी पानी खनाइदिने के पारा हो सोल्टिनेहरूको। त्यहाँबाट के पानी फाल्छ त, यति आए भइगयो नि। ओ आयुष छतमै आए भइगयो भन्छन् त कि जाने हो।
10: हेतरी कहाँ जाने भन्नुहुन्छ दाई, त्यसको बाउ देख्नुहुन्न त्यहाँ? ऊ बाउले गाली गरे जस्तो सोल्टिनेहरू त ताप कसै त।
9: साला सुटोलाई फेरि यही बेला आउनु परेको।
10: एकछिन वेट गरौँ न फेरि आउँछ नि कि। मेरो त मोबाइलमा पानी पऱ्यो क्या हो
9: ला, छोड्दैन मोबाइल सबै।
10: मलाई हेर्नु मलाई, मेरो त पुरै टक्कैभरि हो। कस्तो पानी हो, गनाउँछ त
9: जस्तो भए पनि नयाँ निस्क्या अरे। अब चुप लाग, बरु म तेरो एउटा फोटो खिचिदिन्छु यही हालतमा। ह्याप्पी होली भनेर भरे ट्याग गरेस्,
10: पकै ल भयो खै हेरौ त कस्तो छ ल हेर आजको फोटो त के हेर्छ सबै बाँदरको थुतुनो जस्तो आएको छ
11: तपाईँको त झन् सेम र यार हेर्नु त
10: के सेम भन्छ
11: दाँत मात्र टिलिक्क टल्किरहेछ अरू त सब ढेँडो बाँदर जस्तो देखिरहेछ
10: अनि होलीमा यस्तो त भइहाल्छ नि त्यही पनि हेर्न कस्तो हेन्डसम देखाएको छ
11: दाइ तपाईँ त सधैँ अब यस्तै भनेर हिँड्यो हुन्छ यार एकदम ह्यान्डसम देखिरहेछ
10: नगर फाल्तु कुरा गर्नुभन्दा यो फोटो हेर्ला हेर त
11: नयाँ भाउजू हो कि क्या हौ
10: हजुर भन्दा पनि अस्ति मैले भनेको थिएँ नि बुझिस्
11: कुन त्यही डिम्पल कि के भन्ने
10: नाम त याद गरेर रहेछ त्यो केटोले राम्री छ नि त
11: राम्रै छ
10: भेट्ने हो त
11: भेटौँ न
10: अनि खर्च त गर्नुपर्छ नि
11: 1200 रुपियाँ छ हो दाइ
10: त्यतिले डिम्पलसँग बस्नलाई होइन कि चटपटे खानालाई चाहिँ हुन्छ त तोरी 1200 बोकेर कि पानीपुरी खान जानला हो
11: ल अनि कति चाहिन्छ त
10: कम्तीमा पनि 8-10 हजार नभयो कि त्यस्तो केटी भेट्न जान्छ कोही 12 नदेखान
11: पैसा त म जसरी म्यानेज गरौँला नि दाइ तर लास्टमा पैसा जुटाउने काम मात्र त हुँदैन
12: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट 4 जना विजेता हुनुहुनेछ विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा 1 जना सुपर विजेता घोषणा गरिनेछ सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ
13: गत हप्ता सोधिएको प्रश्न थियो नेपालको कानून अनुसार नाबालिग भन्नाले कति वर्ष उमेर नपुगेको व्यक्ति बुझिन्छ यसको सही उत्तर हो 18 वर्ष सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत झापाबाट ठाकुर सिंह गुरुङ मुगुबाट कमला रावल दार्चुलाबाट गौरी बोहरा र झापाबाट विशाल बराल विजेता बन्नुभएको छ यहाँहरूलाई धेरै धेरै बधाई तपाईँले ₹200 रिचार्ज जित्नु भएको छ साथै अङ्क 1-46 सम्मका साप्ताहिक विजेता मध्येबाट गोला प्रथा मार्फत कञ्चनपुरकी हिना बोहरा सुपर विजेता बन्नुभएको छ तपाईँलाई धेरै धेरै बधाई हिनाजी तपाईँले स्मार्टफोन जित्नु भएको छ पुरस्कारका लागि हामी तपाईँलाई सम्पर्क गर्नेछौ अब यो हप्ताको लागि प्रश्न रहेको छ बच्चा जन्मेपछि कति दिनभित्र निशुल्क जन्म दर्ता गराउन सकिन्छ प्रश्न फेरि एकपटक बच्चा जन्मेपछि कति दिनभित्र निशुल्क जन्म दर्ता गराउन सकिन्छ
14: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी 1 स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ हवस् त रोपेगुना फलको अर्को अङ्कमा भेटौँला नमस्कार

0: एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तुता अनन्त कश्यप घिमिरे।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार विभिन्न समसामयिक विषय, खास गरी निर्वाचनसँग सम्बन्धित विविध विषयमा छलफल गर्दै आइरहेका छौं। नेपाल चौतारीमा आज हामी मंगसिर चारमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य चुनावका सन्दर्भमा छलफल गर्दैछौ र आजको नेपाल चौतारीमा हामी मतदाता शिक्षाको महत्वका बारेमा कुराकानी गर्दैछौ।
2: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना एफएनबाट पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्ना विचारहरू लेख्न सक्नुहुन्छ।
1: हजुर, तपाईँ कार्यक्रम नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको विषयमा छलफल गर्न मसँग निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त डाक्टर नीलकण्ठ उप्रेती हुनुहुन्छ। डाक्टर उप्रेतीज्यू, यहाँलाई कार्यक्रम नेपाल चौतारीमा स्वागत छ।
3: धन्यवाद।
1: आराम हुनुहुन्छ?
3: ठिकै छु, समय अनुसार
1: चाहिँ आराम छ। हजुर, अब यो हामी मंगसिर चारको निर्वाचनको अब 32-33 दिन बाँकी छ करिब, होइन? अब चुनावी माहौलमा छौँ अहिले हामी, चाडपर्व पनि सँगसँगै छन्। अब यहाँले चाहिँ अहिलेको यो चुनावी माहौललाई कसरी हेर्नु भएको छ, कसरी लिनु भएको छ? आजको छलफल यहाँबाट सुरु गरौँ, बाँकी हामी विषयमा प्रवेश गर्छौँ त्यसपछि।
3: चुनाव दैनिक रूपमा चाहिँ जसरी तापक्रम बढ्दै जान्छ अथवा घट्दै जान्छ, अहिले त घट्दै जाने क्रम हो। जसरी फागुनदेखि चाहिँ तापक्रम बढ्दै जान्छ, त्यस्तै चुनावको तापक्रम पनि अब यो 30-35 दिन तपाईँले भन्नुभयो त्यो दैनिक रूपमा बढ्दै जान्छ। तापक्रम जब नजिक नजिक आउँछ त्यति नै प्रेसर बढ्छ, मेन्टल मानसिक प्रेसर बढ्छ, त्यो चाप चाहिँ उम्मेदवारलाई बढी बढ्छ, दलहरूलाई बढी बढ्छ, त्यसपछि व्यवस्थापन निकायलाई पनि त्यत्तिकै चाप बढ्छ। किनभने सम्पूर्ण काम समाप्त गरिसकेर मतदानको दिन मुक्सित 4 गते मतदान केन्द्रमा सबै कुरा पुग्नुपर्छ, त्यहाँ चाहिँ मतदाता पनि पुग्नुपर्छ, मतदातालाई चाहिँ 2-3 दिन अगाडिदेखि चाप बढ्छ। अहिलेदेखि चाहिँ पक्का पनि चाप बढेको छैन, किनभने उहाँहरूलाई चाप दिनेहरू चाहिँ अहिले उहाँहरू कहाँ पुग्नु भएको छ, त्यस्तो किसिमको उहाँहरू छ जस्तो मलाई लाग्छ। यो नेचुरल छ, स्वाभाविक छ, यो सँगै यस्तै किसिमले बढ्छ नै, र अहिले फरक किसिमले बढाएको छ भनेर भनिहाल्ने अवस्था चाहिँ मैले देख्दिनँ यो निर्वाचनको प्रक्रियामा। यसका खास गरेर स्टेक होल्डरहरू जो जवाफ संलग्न भएका छन् सम्पूर्ण, तिनीहरू नै तिनीहरूको लागि चाहिँ विभिन्न समयमा साथ बढ्दै जान्छ।
1: अब जस्तो हामी यो स्थानीय तहको निर्वाचन पनि समापन गरेर अगाडि आइसकेका छौँ, होइन? अब यो दुईटा, एउटा त हामीले भर्खरै चाहिँ यो निर्वाचन सकाइसकेका छौँ अलि अगाडि, अब यो दुईटा निर्वाचन अबको तयारीको क्रममा छ। अब यो प्रतिनिधि सभा सदस्य निर्वाचन अथवा प्रदेशसभा सदस्य निर्वाचन, यो दुईटा निर्वाचनको बीचमा रहेर चाहिँ समीक्षा गर्नुपर्दाखेरि चाहिँ यहाँले के त्यस्तो नयाँ कुरा पाउनु भएको छ जुन चाहिँ अब यहाँ पनि पहिले निर्वाचन आयोगमा चाहिँ काम गरिसक्नु भएको भएर चाहिँ फरक के पाउनु भएको छ जुन पहिलेको निर्वाचनमा थिएन अहिले तपाईँले फरक देख्नु भएको छ?
3: के कुरा अहिले चाहिँ फरक देख्ने कुरा स्वतः फरक केमा हुन्छ भन्दा यो राष्ट्रको विधायिकाको इलेक्सन हो, चुनाव हो, र त्यो राज्य सञ्चालनमा पुरा देशको सञ्चालनमा संघीय सरकार निर्माण गर्नलाई चाहिँ बन्ने चुनाव पनि हो, निर्वाचन पनि हो। यसको निर्वाचन र स्थानीय तहको निर्वाचन स्थानीय लेभलमा जति तापक्रम बढेको हुन्छ यो चाहिँ राष्ट्रिय लेभल चाहिँ तापक्रम बढ्छ। मैले अघि तापक्रमको शब्द प्रयोग गरिरहेको छु र फरक देख्नुपर्ने कुरा त हामीहरूले जेनरली के हो भने स्थानीय लेभलमा स्थानीय सरकारका प्रतिनिधिहरूको लागि हुने चुनाव चाहिँ स्थानीय लेभलमै हुन्छ, स्थानीय नै हुन्छन् ती व्यक्तिहरू, र यी चाहिँ अहिले प्रदेश र संघीय निर्वाचनमा उम्मेदवार हुने उम्मेदवारहरू कुनै पनि क्षेत्रबाट कुनै देशको कुनै पनि भागमा बसोबास गरेका तर जहाँ गएर पनि जुनसुकै क्षेत्रबाट पनि निर्वाचनमा उठ्न पाउने अधिकार सम्पन्न व्यक्तिहरू दलले चाहिँ टिकट दिए अनुसार चाहिँ त्यस कारणले यो फरक किसिमको छ र आफू नयाँ ठाउँमा जाने र नयाँ क्षेत्रमा चाहिँ त्यो निर्वाचनमा सहभागी हुने उम्मेद्वारको रूपमा चाहिँ जानुपर्ने ठाउँमा चाहिँ उहाँहरूलाई बढी प्रेसर परेको हुन्छ र धेरै परिचय दिनुपर्ने पनि हुनसक्छ धेरै जानकारी दिनुपर्ने आवश्यकता पर्दछ त्यस कारणले यस किसिमको एउटा महत्त्वपूर्ण फरक चाहिँ हामीले देख्छौँ त्यसको साथसाथै स्थानीय तहमा दैनिक रूपमा चाहिँ भेटघाट हुने उम्मेद्वारहरू सबै मतदातासँग झन्डै गाउँ विकास गाउँपालिका अथवा नगरपालिका त्यहाँ चाहिँ सधैँ जसो वर्षमा धेरैचोटि भेट हुने उम्मेद्वारहरू तिनै व्यक्तिहरू तिनै मतदाताहरू उम्मेद्वारको रूपमा हुन्छन् भने अब यी अहिलेको संघीय प्रतिनिधि सभाको र संघीय सभा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिनेहरू कहिल्यै नभेटेका देख्दै नदेखेका टेलिभिजनमा देखेका अथवा त्यही पनि नदेखेका मतदाताले चिन्दै नचिनेका व्यक्तिहरू हुने हुनाले नचिनेका व्यक्ति हुनाले परिचय दिनलाई चाहिँ पनि मारमार भएको अवस्था छ जस्तो मलाई लाग्छ.
1: अतिथि उम्मेद्वार पनि भनेर भनिने गरिँदै छैन त
3: अतिथि अतिथि भनिन्छ. वास्तवमा देश पुरै देशमा चाहिँ हामी जहाँ बसे पनि जहाँ गएर पनि निर्वाचनमा उठ्न पाउने जुनसुकै क्षेत्रबाट भन्ने जुन अधिकार कानुनले दिएको छ त्यो हिसाबमा चाहिँ देशको लागि अतिथि त होइन, प्रदेश सभाको लागि अतिथि त होइन, प्रदेश सभाको लागि पनि अतिथि होइन,
1: मतदाताको लागि चाहिँ कुनै पनि ठाउँमा
3: मतदाताको लागि अपरिचित अथवा अनुहार नयाँ अनुहार अथवा आफ्नो क्षेत्रमा बसोबास नगरेको व्यक्ति भएको हुनाले चाहिँ त्यसले अतिथि भन्नु स्वाभाविकै हो. तर त्यो अतिथिलाई चाहिँ बढी प्रेसर पर्छ अर्को चाहिँ सदा त्यहीँ बसिरहेको व्यक्ति भन्दा, किनभने उसले त्यहाँ केही प्रभाव पारेका हुन्छ, केही त पहिलेदेखि नै प्रभुत्व पनि हुनसक्छ र पहिलेदेखि नेगेटिभ प्रभाव पनि पर्या हुनसक्छ. जुन नयाँ व्यक्ति गइरहेछ त्यसलाई चाहिँ सम्पूर्ण रूपमा उसले आफूले पूर्ण रूपमा परिचय दिनुपर्ने हुन्छ, मतदातासँग पुग्नुपर्ने हुन्छ. यो चाहिँ भिन्नता हो.
1: हजुर, अब हामीले समग्र अलिकति पृष्ठभूमिका कुरा गऱ्यौँ, यहाँको अनुभवका कुरा पनि यसैमा जोडियो. हामी विशेष गरी आज चाहिँ मतदाता शिक्षाको कुरा गरिरहेछौँ, यसको महत्त्व के छ, किन हुनुपर्छ यो मतदाता शिक्षा प्रभावकारी जस्ता कुराहरू गरिरहेका छौँ. अब म यहाँलाई सोध्न चाहन्छु, जस्तो यो मतदाता शिक्षा अब चाहिँ भने के हो खासमा, यसमा यसलाई कसरी बुझ्नेबाट अब यसमा चाहिँ अलिकति विषय प्रवेश गरौँ.
3: लोकतान्त्रिक निर्वाचन प्रणालीको प्रयोग र लोकतन्त्रमा सहभागी हुनको लागि प्रत्येक नागरिक जो मतदाता हुन योग्य भइसकेको छ 18 वर्ष पुगेको छ, नागरिक हुँदा 16 वर्ष पुग्छ तर मतदाता हुन 18 वर्ष पुग्नु पर्दछ. 18 वर्ष पुगेको प्रत्येक नेपाली नागरिकले मतदाता हुन अधिकार प्राप्त गरेको हुन्छ र साथसाथै त्यही व्यक्ति चाहिँ भोलि निर्वाचनमा उम्मेदवारको रूपमा पनि ऊ सहभागी हुन सक्छ. त्यो सर्टेन उमेर 25 वर्षको तोकेको छ, 18 वर्षदेखि 25 वर्षको बिचमा चाहिँ राजनीतिक पृष्ठभूमि तयार गर्नको लागि होला त्यसरी सोचेर बनाइएको. र यस्तो खालको जुन निर्वाचन हामी गर्न गइरहेका हुन्छौँ त्यो निर्वाचनमा मतदाता हुनको लागि गर्नुपर्ने कुरा के, आफू मतदाता हुनलाई के गर्नुपर्छ भन्ने जानकारीदेखि लिएर अनि मतदान गर्नेसम्मका दिन मत कसरी खसाउनुपर्छ, कहाँ खसाउनुपर्छ, कसलाई चाहिँ मत दिने हो भन्नेसम्मका कुरा मतदाताले विवेकपूर्ण रूपमा अध्ययन गरेर जानकारी लिएर सबैतिरबाट जानकारी लिएर चाहिँ तयार हुनुपर्ने हुन्छ र सहभागी हुनुपर्छ. यो सो नगरेको खण्डमा मतदातालाई मतदाताको मत खेर जान्छ, उसको अधिकारको दुरुपयोग भएको मान्नु पर्दछ. उसको खेर जानु भनेको उसले एकजना नेपाली मतदाता अथवा हाम्रा नेपाली नागरिक जो

0: अत्यन्त छाने भन्ने किसिमको एक किसिमको जुन फिलिङ हुन्छ जुन
1: आउँछ
0: मतदातामा सबैमा आउँछ होला त्यो चाहिँ गर्ने विषयमा त्यो गर्न नपाउने व्यक्ति नेपाली नागरिकलाई कति चित्त दुख्दो होला भित्रभित्रै र उसले पाएको त्यो अधिकारलाई उसले प्रयोग गर्नको लागि मतदाता नावलीमा नाम पनि लेखाउन भुल्यो अथवा लेखाएन फोटोसहितको मतदाता नावली पनि तयार गरेन अनि त्यसको साथसाथै त्यति मात्रले भएन फेरि राष्ट्रिय परिचय पत्र वा निर्वाचन आयोगले उपलब्ध गराएको मतदाता परिचय पत्र हातमा लिएर मतदान केन्द्रमा जान भुल्यो अथवा मतदान केन्द्र नै थाहा पाएन कुन मतदान केन्द्र हो कहाँ हो अनि कति बेलादेखि मतदान हुन्छ र कति बेलासम्म मतदान हुन्छ आफू आफ्नो मत खेर जाने हो कि भन्ने किसिमको चाहिँ उसले विचार गर्न सकेन र अझ भन्न पर्दा आफूले मतदान गर्दाखेरि चाहिँ कसलाई मतदान गर्यो भने त्यो देशको त्यो राष्ट्रको त्यो प्रदेशको त्यो क्षेत्रको त्यो गाउँको समग्र विकासमा मद्दत हुन्छ र मेरो परिवारको लागि पनि त्यो विकासले चाहिँ मेरो परिवारलाई पनि छुन्छ भनेर छुन्छ अथवा चाहिँ त्यसको प्रभाव मलाई पनि सकारात्मक पर्छ भनेर चाहिँ मतदाताले सोच्यो भने मात्र चाहिँ बुझ्यो भने मात्र चाहिँ निर्वाचनको शुद्धता निष्पक्षता अथवा उसको अधिकार सम्पन्न लोकतान्त्रिक निर्वाचन प्रक्रियामा हामी अगाडि बढ्न सक्छौँ. त्यस कारणले यी सबै कुराको लागि चाहिँ मैले अगाडि भनिसकेँ मतदाता शिक्षा त्यस कारणले चाहियो कि म अब मतदाता हुन योग्य भएँ. मैले चाहिँ कहिले मैले मतदाता नामलीमा नाम लेखाउने कहिले मैले आइडी कार्ड लिने कहिले निर्वाचन हुँदैछ कुन निर्वाचन हुँदैछ मैले कहाँ मतदान गर्ने भन्ने यी समग्र विषय त्यति मात्र होइन मतदान कसरी गर्ने कसलाई गर्ने भन्ने कुरा चाहिँ हामीले शिक्षामा सिकाउँदैनौँ. त्यो उहाँहरूले विवेकपूर्ण रूपमा चाहिँ अध्ययन गरेर त उम्मेद्वारलाई चिनेर जानेर बुझेर दललाई चिनेर जानेर बुझेर यो यसले पक्का पनि देशको लागि काम गर्छ हाम्रो लागि काम गर्छ भनेर बुझेर दिने कुरा हो. तर कसरी कहिले र कसरी भन्ने कुरा चाहिँ अवश्य पनि मतदाता शिक्षाले कभर गर्नुपर्दछ र त्यो त्यसको अभावमा हामी निर्वाचनमा धेरै मत खेर जान सक्ने र मतदाताको मतको सदुपयोग हुन नसक्ने अवस्था हुन्छ.
1: त्यही त ग्याप चाहिँ त्यहीँनिर छ भनेर जस्तो पछिल्ला निर्वाचनहरूलाई पनि हेर्दाखेरि चाहिँ मत बदर धेरै भएको जहाँ उम्मेद्वारै नभएको ठाउँमा पनि धेरै मत आएको जस्ता एउटा उदाहरण मैले त्यो भने त्यस्तो हुँदाखेरि अनि त्यस्तै गरी भोट पनि कम खसेको जस्ता कुराहरू पनि छन् होइन. सबै चिज गर्दाखेरि चाहिँ अघि यहाँले भन्नुभयो मतदाताले आफूले जान्ने बुझ्ने कुराहरू त छँदैछ तर त्यसको लागि त जस्तो निर्वाचन आयोग छ त्यस्तै गरी चाहिँ पार्टीहरू छन् राजनीतिक दलहरू छन् उनीहरूलाई पनि यो विषय त्यति धेरै चासोको विषय नभएको अथवा के किन चाहिँ त्यो ग्याप कहाँ देख्नु भएको छ यहाँले जसले गर्दाखेरि चाहिँ यो प्रभावकारी हुन सकेन.
0: एउटा कुरा के हामीले सम्झिनुपर्छ भने धेरै पहिलादेखि हामीले मतदान गर्दै आएका छौँ. धेरै पहिलाभन्दा मैले अहिले 48 सालसम्म भन्छु त्योभन्दा पहिला पनि मतदान गरेका थियौँ. पञ्चायत व्यवस्थामा पनि मतदान गरेका छौँ. हामी कति पञ्चायत व्यवस्थाको अवस्थामा हुने गरेका निर्वाचनहरूमा पनि मतदान गरेका व्यक्तिहरू अहिले पनि जीवित छौँ र निरन्तर रूपमा चाहिँ त्यति बेलाभन्दा अहिलेको शिक्षाको स्तर धेरै माथि पुगेको छ. सबैले चाहिँ धेरै किसिमले जानकारी प्राप्त गर्ने व्यवस्था छ किनभने यो तपाईँ हेर्नु संसार कस्तो भइसक्यो तपाईँ हामी यसरी कुरा गर्न पाइरहेका छौँ र यो कुरा नेपालका सबै ठाउँमा पुग्न सक्ने अवस्था आजको स्थितिले चाहिँ सिर्जना गरेको छ. यो अवस्थामा हाम्रा मतदाताहरूले मतदान गर्ने र आफूले निर्वाचनमा सहभागी हुने विषयमा चाहिँ सरोकार राखेको खण्डमा शिक्षा चाहिँ धेरै दृष्टिकोणले चाहिँ उहाँले प्राप्त गर्न सक्नुहुन्छ जस्तो मलाई लाग्छ र बुढाबुढीहरू जो वृद्धावस्थामा छन् र जो अलि अशक्त छन् जसलाई निर्वाचनमा भाग लिनलाई कठिन भइरहेको छ उहाँहरूलाई एक किसिमले चाहिँ हामीले हेर्नुपर्ने र पुर्याउन शिक्षा पुर्याउनु पर्नेछ भने सुविधा पुर्याउनु पर्नेछ भने अन्यहरूलाई चाहिँ आवश्यक सूचना मात्र दिए पनि उहाँहरूले धेरै कुराहरू आफैले थाहा पाउन सक्नुहुन्छ. यस्तो किसिमको स्थिति हुँदै हो तर पनि अलिकति लापरवाही पनि चाहिँ मतदाताहरूबाट अथवा चाहिँ शिक्षा दिने प्रक्रियामा पनि अलि धेरै सिस्टमेटिकली विधिवत रूपमा काम सञ्चालन नहुँदाखेरि चाहिँ समस्या भएको एउटातिर छ भने अर्कोतिर चाहिँ यो निर्वाचन प्रणाली र

0: मतदान गर्नको लागि तयार गर्ने मतपत्र को डिजाइन र मतपत्रको मतपत्रको कति चाहिँ सहज मतपत्र छ, कति कठिन मतपत्र छ, त्यसले पनि चाहिँ तपाईँले गरेका प्रश्नहरूलाई चाहिँ
1: मतपत्रको कुरा गर्नु त कन्फ्युजन छ धेरै, चाहिँ दुविधा भयो के गर्ने कसो गर्ने, त्यो मतपत्र यति ठुलो हुन्छ जस्ता कुराहरूले गर्दाखेरि पनि मत चाहिँ बदल भएका जस्ता कुराहरू पनि आएको थिए, त्यही चिज चाहिँ कसरी गर्ने भन्ने कुराको पनि प्रपर बेसिक आधारभूत जुन शिक्षाको कुरा गर्छौँ हामी त्यो नै नपुगिरहेको हो कि भन्ने खालको कुराहरू पनि बारम्बार सुन्ने गरेको
0: छ। एउटा सिस्टमेटिक एजुकेसन एउटा चाहिँ राउन्ड द इयर एजुकेसन मैले विचार गरेको, पहिले पनि विचार गरेको थियो, हामीहरूले सोचेका पनि थियौँ, त्यसलाई कार्यान्वयन गर्नलाई समयले भ्याएन, क्या वर्षभरि शिक्षा दिने लोकतान्त्रिक शिक्षा लोकतन्त्र तथा निर्वाचनको विषयमा वर्षभरि शिक्षा दिने इन्स्टिट्युसनल संस्थागत शिक्षा उपलब्ध गराउने प्रक्रिया एउटा त्यो हामीहरूले निर्वाचन आयोगले सुरु गरेको थियो। त्यो भनेको स्कुलको विद्यालयमा अध्यापन गर्ने शिक्षक शिक्षिकालाई कमसे कम सामाजिक शिक्षा तर्फका शिक्षक शिक्षिकालाई लोकतन्त्र र निर्वाचन प्रक्रियाको विषयमा जानकारी दिएर उहाँहरूलाई तालिम दिएर उहाँहरूद्वारा स्कुल प्रत्येक विद्यालयमा 8 क्लासदेखि 12 क्लास भित्रका विद्यार्थीलाई चाहिँ हामीहरूले शिक्षा कोर्सको रूपमै एक किसिमले चाहिँ प्र्याक्टिकल पनि गराएर वर्षको एक दुईचोटि चुनाव पनि गराएर देखाएर हामी कहाँ भइराखेका चुनावहरूलाई चाहिँ एउटा मक इलेक्सन भन्छौँ नि हामीले, त्यस्तो खालको इलेक्सन गराएर तिनीहरूलाई परिपक्व बनाउँदै गयो भने तिनीहरूले आफ्ना बुवा आमालाई र जो चाहिँ अलि अनपढ हुनुहुन्छ, पढ्नु भएको छैन, शिक्षित हुनुहुन्न, पूर्ण रूपमा अशक्त पनि हुनुहुन्छ, त्यस्तो व्यक्तिहरूलाई पनि उहाँहरूले चाहिँ सिकाउन सक्ने र अनि उहाँहरू नै चाहिँ साँच्चैकै पहरेदार लोकतन्त्रका पहरेदार हुने भोलिको लागि के गर्नुहुने के गर्नुहुने कुरा चाहिँ त्यही लेभलबाट चाहिँ तलैदेखि उहाँले सिकेर जाने अवस्था हुन्थ्यो। त्यो चाहिँ हामीले काम गर्न सकेनौँ। हामीले त मोबाइल भोटर एजुकेसन सिस्टम पनि प्रारम्भ गर्ने विचार गरेका थियौँ। मोबाइल भनेको प्रत्येक क्षेत्रमा प्रत्येक जिल्लामा कमसे कम एउटा दुईवटा ध्यान राख्ने, त्यसमा तपाईँको जस्तै यो रेडियो राख्ने, तपाईँको जस्तो टेलिभिजन राख्ने, त्यही अनि अरू चाहिँ पत्र पत्रिका अथवा चाहिँ उनीहरूलाई वितरण गर्ने डकुमेन्ट राख्ने, महिनाको वर्षको कतिचोटि त्यो गाउँमा पुग्ने
1: घर दैलो कार्यक्रम जस्तो भयो यहाँले भन्नु,
0: त्यस्ता खालका कुराहरू पनि हामीले चाहिँ विचार गरेका छौँ। त्यो जुन कुरा कार्यान्वयन भएको छैन, तर अहिले मैले चाहिँ यहाँ तपाईँको प्रश्नमा भन्नुपर्ने छुट्याउनु नहुने कुरा के छ भने आज मैले हिजो मात्र निर्वाचन आयोगसँग कन्सल्ट गरेको थिएँ, किनभने यो विषय अत्यन्त महत्वपूर्ण विषय हो। लोकतन्त्रलाई संस्थागत गर्नलाई, अधिकार सम्पन्न व्यक्तिले अधिकार प्रयोग गर्नलाई र राज्य निर्माण र राज्यको विकास र खास गरेर राज्यको विकासभन्दा समग्र विकासको लागि मानसिक शारीरिक भौतिक विकासको लागि चाहिँ निर्वाचनले ठूलो काम गर्छ र त्यो निर्वाचनमा भाग लिनेहरूले यी सबै कुरालाई बुझेर गर्न सकुन् भन्ने दृष्टिकोणले नै शिक्षा दिइरहनुपर्छ। त्यो शिक्षा चाहिँ विभिन्न किसिमबाट दिन पर्छ र सधैँ दिइरहनुपर्छ। तर मतदान गर्नको लागि मतपत्रको अवस्था, मतपत्रको डिजाइन, कहाँ मत दियो भने, कसरी मत दियो भने मत शुद्धसँग मत खस्छ र मत किन दिने हो, किन दिने हो, कसरी मतदानमा मतपत्रमा छाप लगाउनुपर्छ, कहाँ लगाउनुपर्छ, कसरी यसलाई चाहिँ शुद्धसँग छाप लाग्यो भने चाहिँ यो खेर जाँदैन र सम्बन्धित व्यक्तिले पाउनुपर्ने, दलले पाउनुपर्ने, पाउँछ भन्ने विषयमा शिक्षा चाहिँ धेरै पहिल्यैदेखि दिन सक्ने अवस्था हुँदैन। मतपत्र भर्खरै छापिएको छ, केही प्रदेशमा मतपत्र पुगिसकेको छ, केही प्रदेशमा आज भोलि पर्सि 3-4 दिनमा मतपत्र पुग्दछ, तर मतपत्रको डिजाइन सबै दलहरूलाई पनि उपलब्ध गराइएको अवश्य पनि छ होला र मतपत्र कम्प्लिकेटेड जटिल मतपत्र भयो भने मतदान मत धेरै खेर जान्छ भन्ने कुरा स्थानीय निकायको निर्वाचनमा हामीले देख्यौँ। धेरै मत धेरै चिन्हहरू एक आपसमा कन्फ्युजन ल्याउने खालका पनि भए र आफ्नो आफूले मतदान दिन खोजेको उम्मेद्वारको चाहिँ चिन्ह पाउनलाई धेरै समय खर्चिनु पर्यो र अनि एउटा सानो गल्तीले चाहिँ त्यो मतपत्र पुरै मतपत्र खेर जाने स्थिति रह्यो र 74 निर्वाचनमा पनि एउटै मतपत्रमा दुइटै समानुपातिक पनि अनि प्रत्यक्ष भन्ने गरिएको यो पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली दुइटैको एउटै मतपत्रमा राखेको हुनाले थुप्रै मत खेर गए। पहिला चाहिँ प्रदेश संघीय निर्वाचनको उम्मेद्वारहरूको लागि दुईटा मत दियो, अनि अर्को चाहिँ प्रदेश सभाको एउटा मत दिएर तेस्रो मत चाहिँ चौथो मत चाहिँ समानुपातिको दिँदै नदिएर चाहिँ छोपेको कारणले थुप्रै चाहिँ मत खेर गएको अवस्था पनि हो। यसपटक पनि स्थानीय निकाय निर्वाचनमा गएको स्थानीय निर्वाचन धेरै मत खेर गएको छ। त्यो डिजाइनको कारणले यसपटक निर्वाचन आयोगले कमसे कम चारवटा मतपत्र बनाएको छ। त्यो संघीय निर्वाचन संघीय प्रतिनिधि सभाको निर्वाचन को लागि चाहिँ प्रत्यक्ष निर्वाचनको लागि एउटा मतपत्र, अर्को दलहरूले भाग लिने समानुपातिक निर्वाचनको लागि अर्को मतपत्र, त्यसै गरेर प्रदेशमा पनि गरिएको छ। यसो हुँदाखेरि चाहिँ पहिलाको जुन त्रुटि भएको थियो त्यो त्रुटि सन्चिन्छ अवश्य पनि, तर कतिवटा कहाँ कसको चाहिँ चिन्ह छ र कसलाई मत दिने भन्ने कुरा हिसाब किताब गर्नको लागि निर्वाचन आयोगले केन्द्रदेखि वडासम्म एउटा संस्थागत रूपमा चाहिँ निर्वाचन शिक्षा सञ्चालन गर्नको लागि कार्यक्रम बनाएर तालिम दिएर जिल्लाको मत यो इलेक्सन फोकल पर्सन भनेर छ, इलेक्सन फोकल अफिसर चाहिँ तालिम दिएर अहिले आफ्नो जिल्लामा पठाएको छ। त्यो जिल्लाले चाहिँ गाउँ नगरका नगरमा एक एकजना फोकल अफिसर बनाएर उसले चाहिँ त्यो वडा लेभलको एउटा कमिटी बनाएर
1: संयन्त्र चाहिँ त्यसरी बनाएको छ, जुन चाहिँ गाउँ घरसम्म घर दैलोसम्म पुग्ने गरी संयन्त्र बनाएको,
0: त्यसपछि एउटा समिति हुन्छ त्यो वडा लेभलमा, त्यो समिति तिनजनाको चारजनाको समिति किन नहोस्, त्यो वडा लेभलमा कहिले चाहिँ मतदाता शिक्षालाई घर घर दैलो गर्ने हो, को को जाने हो र दलहरूले उम्मेद्वारहरूले कसरी सहयोग गर्ने हो भन्ने विषय चाहिँ पनि राखेर त्यो काम चाहिँ हुन गइरहेको भन्ने कुरा मैले जानकारी प्राप्त गरेको छु। यसमा चाहिँ मतदाताहरू र यसका सरकारवालाहरू सम्पूर्णले चाहिँ विचार गर्नुपर्ने अवस्था छ।
1: हजुर, हामी कुराकानीकै क्रममा छौँ, हामीसँग एकजना सहभागी टेलिफोनमा आउनु भएको छ, उहाँको कल लिउँ, त्यस पछाडि थप कुराकानी गर्छौँ। सुशील बोगटी हुनुहुन्छ रूपन्देहीबाट। सुशीलजी, कार्यक्रम नेपाल चौतारीमा स्वागत छ। हेलो सुशीलजी, सुशील बोगटी टेलिफोनमा आउनुभएको थियो, उहाँसँग सम्पर्क हुन सकेन। हामी कार्यक्रममा एउटा छोटो विश्राम लिन्छौँ, त्यसपछि हामी हाम्रो कुराकानीलाई निरन्तरता दिनेछौँ।
2: तपाईँ अहिले एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ। हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660013467 र 9801575008। यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन। साथै तपाईँ अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ।
1: हजुर, तपाईँ कार्यक्रम नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार निर्वाचनसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्दै आइरहेका छौँ। आज चाहिँ हामी मतदाता शिक्षाको बारेमा कुराकानी गरिरहेका छौँ। मतदाता शिक्षाको महत्व के छ, कसरी प्रभावकारी मतदाता शिक्षा कार्यक्रम बनाउन सकिन्छ, कार्यान्वयन गर्न सकिन्छ भन्ने जस्ता विषयमा छलफल गर्दैछौँ। हामीसँग डाक्टर नीलकण्ठ उप्रेती हुनुहुन्छ, पूर्व निर्वाचन आयुक्त। नीलकण्ठ सर, यहाँसँग हामी कुराकानी गरिरहेका छौँ। जस्तो यो जुन मतदाता शिक्षाको कुरा गरिरहँदाखेरि चाहिँ अघि यहाँले भन्नुभयो विद्यालय शिक्षाको कुरा पनि गर्नुभयो होइन, तर जस्तो अब यो सरस्वती हेर्दाखेरि चाहिँ यो जब निर्वाचन आउँछ त्यतिखेर मात्रै अलि बढी चासो भएको अलि बढी तातेको निर्वाचन शिक्षाका लागि विभिन्न चाहिँ सामग्री उत्पादनदेखि लिएर त्यसको चाहिँ अब प्रचार प्रसारदेखि लिएर घर दैलो कार्यक्रम चाहिँ अलि बढी यो चुनाव आउने बेलामा बढी केन्द्रित भएको हाम्रो चाहिँ त्यो खालको चलन छ। यसले गर्दाखेरि चाहिँ
0: अलिक कम शून्य छ है?
1: हजुर, सुन्नु भएको छ अहिले? सुनिरहनु भएको छ?
0: अलिक कम सुने, अलिक पातलो सुने। त्यो तपाईँले तपाईँको प्रश्नलाई मैले चाहिँ रिपिट गर्न चाहन्छु। मतदाता शिक्षा महत्वपूर्ण विषय हो। मतदाताले जानकारी प्राप्त नगरे भने निर्वाचन खास गरेर जस्तो सोचेको त्यस्तो निर्वाचन हुँदैन। त्यसकारण मतदाता शिक्षाको विषयमा जहिले पनि हामी निर्वाचनको एकदम नजिक आइसकेपछि मात्रै तात्छौँ भन्ने तपाईँले प्रश्न गर्नुभएको जस्तो आयो।
1: मैले चाहिँ त्यस्तो देखिन्छ प्रायः
0: त्यो वास्तवमा एउटा नेपाली उखान छ तर मैले भन्न चाहिँ त्यो हामी गाउँमा उखान गर्छौँ नि, राति भएपछि ताती भन्ने भन्छ नि, तपाईँलाई सम्झना होला, कसै बुवा आमा अथवा गाउँले भनेको त्यही कुरा चाहिँ मैले चाहिँ रिपिट गरिनँ त्यो शब्दलाई चाहिँ, तर पनि तात्ने चाहिँ त्यति बेलै रहेछ जति बेला चाहिँ रात पर्दो रहेछ। यहाँ चाहिँ अहिले निर्वाचनको बिहानी हुन थालेको छ, बिहानी भएपछि चाहिँ बल्ल चाहिँ हामी सबै तात बस्ने क्रममा हुन्छौँ। त्यसको किन त्यसो भएको भन्दाखेरि चाहिँ हामीहरूले आवधिक निर्वाचन, पहिला आवधिक निर्वाचन ग्यारेन्टी गरेका छैनौँ, म त्यहाँ पुग्न चाहन्छु। आवधिक निर्वाचन कानूनले ग्यारेन्टी गरेका छ, तर हामी सरकारमा बस्नेहरूले हामीहरूले चाहिँ त्यसलाई चाहिँ म्यानिपुलेसन गर्न खोजिरहेका छौँ। कहिले समयमा निर्वाचनको मिति घोषणा गर्न पनि छटपटाउने, कहिले काहीँ नगरिदिने, अनि कयौं समयसम्म निर्वाचन नहुने हाम्रा विगतका तपाईँ हामीहरूले सुनेको, देखेको, भोगेको कुराहरू छ। त्यसमा चाहिँ अहिले पनि यो मुक्सिर 4 गते हुने निर्वाचनमा पनि निर्वाचनको मिति तोक्नलाई चाहिँ अनकाम भएको अवस्था पनि थियो, र बिचमा पनि अनेक कुराहरू हामी सुन्छौँ नि त, नेपालमा यो खालको कुरा नभएको होइन, पहिला पनि हुने गर्थ्यो, कयौँ निर्वाचनहरूमा त्यस्तो हुन्छ। त्यसकारणले हामी आवधिक निर्वाचनको ग्यारेन्टी पनि गरौँ, र कसले के गर्नुपर्छ र के गर्ने हो भन्ने कुरा ग्यारेन्टी पनि गरौँ, र निर्वाचनको सन्दर्भमा चाहिँ सम्पूर्ण यसका सरकारवालाहरू हुन् त, उमेर नपुगेका पनि सरकारवाला हुन्, तर उमेर पुगेका मतदाता हुन योग्य भएका नेपाली नागरिकले सबैले मतदान गर्न पाउने र मत ठिकसँग सहजसँग गर्न पाउने स्थिति सिर्जना गर्नको लागि हामी होमवर्क गर्दै गर्दैनौँ, योजनाबद्ध रूपमा काम गर्दैनौँ। निर्वाचन आयोगले पनि कहिले चुनाव हुने भनेर चाहिँ पुरेर बस्नुपर्ने हुन्छ, उसलाई थाहा छैन 5 वर्षमा निर्वाचन हुनुपर्छ, तर उसले योजनाबद्ध रूपमा काम गर्न पनि 5 वर्षको कार्यकालमा उसले चाहिँ प्रशस्त मात्रामा सुधारका कुराहरू, रिफर्म्सका कुराहरू गर्न सक्थ्यो, त्यो गर्न पनि नपाउने स्थिति सिर्जना भएको हामीले देखिरहेका छौँ। त्यसकारणले यसतर्फ पनि संसद, प्रतिनिधि सभा, प्रदेश सभा, हामी सबै नेपाली निर्वाचन आयोग त अवश्य पुग्ने हो, हामीहरूले विचार गर्नुपर्ने आवश्यक छ।
1: हामीसँग तेजबहादुर बोगटी हुनुहुन्छ, डोटीबाट उहाँले कल गर्नुभएको छ। तेजबहादुरजी, कार्यक्रम नेपाल चौतारीमा स्वागत छ।
3: हजुर नमस्कार।
1: हजुर, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्। हामीसँग आज अतिथि डाक्टर नीलकण्ठ
3: उप्रेतीजीले भनि नै सक्नुभयो, समय जतिखेर चुनाव आउँछ त्यतिखेर मात्रै गर्छौँ, तर मलाई लाग्छ एक चुनावबाट अर्को चुनाव आउनुभन्दा बिचको समयमा पनि मतदाता शिक्षाहरू दिने अनि त्यसै गरी नमुना मतदान गराउने गरिदिएको खण्डमा जनताहरू सूचित अलि जानकारी पाउँथे। नम्बर एक, दोस्रो, अपाङ्गता भएको व्यक्ति म आफू स्वयं पनि हो भएकोले हामी डिस्ट्रिब्युटरहरूले आफ्नो हातले आफै मतदान गर्ने परिस्थिति कहिले आउँछ सर, अनि अर्को गाउँमा सहयोगी राखेर मतदान गर्दा एकजना भन्छ म मलाई लग, अर्कोले भन्छ मलाई लग, अनि त्यो पार्टीको तानापान हो नि। त्यो बेला हामी अपाङ्गता भएका व्यक्तिहरू बोल्न सबैले सक्दैन, अनि त्यतिखेर निश्चित हुन सक्ने अथवा एउटा पार्टी भन्छ मेरो, अर्को भन्छ अर्को, तानातान्त्रिक परिस्थितिमा पनि परिने अवस्था आएको छ। अनि दोस्रो, एकजना व्यक्तिले कतिजनाको भोटसम्म हाल्न पाउँछ सहयोगी भनेर, जस्तो गाउँमा यसो बुझ्दाखेरि हामी अपाङ्गता भएको व्यक्तिको मात्र नभएर अलिक बुढो मान्छे छ, उसले आँखा देख्छ, तर उनको छोराछोरीहरू अथवा उनको पार्टीको मान्छेले यो त हाम्रो हो भनेर अलि मैले देख्न सक्दिनँ, अलमल हुन्छु भन्न होला र हामी भोट दिउँला भनेर 6-7 जनाको भोट पनि एउटैले हालेको पनि उदाहरणहरू भेटिन्छन्। त्यसको अन्त्यमा के गर्नु होला?
1: धन्यवाद प्रश्नको लागि धन्यवाद। अरू 2 जना सहभागी हुनुहुन्छ, उहाँको पनि प्रश्न लिइहालौँ, उहाँले कल गर्नु भएको छ, त्यस पछाडि हामी कुराकानी गर्छौँ। तिलक अधिकारी हुनुहुन्छ चितवनबाट, तिलकजी नेपाल चौतारीमा स्वागत छ।
4: हजुर नमस्कार, यहाँ 2 जनालाई मेरो
1: नमस्कार। तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस् न।
4: मेरो प्रश्न अतिथिजीलाई के छ भनेदेखि, अब हामी अब मतदान गर्ने समय त बिस्तारै नजिक आउँदैछ, जुन त्यो मतदान गर्ने क्षेत्रमा भोलिन्टियर त राखिन्छ, अब त्यो पार्टीले राख्ने कि सम्बन्धित निकायले राख्ने कि आफ्नो मनोखुसीले बस्ने हो कि, त्यहाँ गएको स्थानीय चुनावमा पनि हामीले देख्यौँ कि त्यहाँ भद्रगोल देख्यौँ कि, अब त्यहाँ कसले तानेरलाई छ यसमा हाल भने छ, उसले तानेरलाई छ यसमा हाल भने छ, अब त्यहाँ जस्ता पनि मान्छे छिरेका छन्, अब त्यो सम्बन्धित निकायले पनि अलिकति गेटमा कडा गरिएको छैन, अब त्यहाँ कस्तो किसिमको भोलिन्टियरहरू कसले खटाउने हो, त्यसको बारेमा प्रश्न पारिदिनु।
1: प्रश्नको लागि धन्यवाद। हामीसँग अर्का एकजना सहभागी हुनुहुन्छ, राम पाण्डे हुनुहुन्छ लमजुङबाट। रामजी, कार्यक्रम नेपाल चौतारीमा स्वागत छ।
5: नमस्कार, यहाँ दुवैजनालाई स्वागत छ।
1: नमस्कार, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस् न।
5: हजुर, मेरो प्रश्न पनि मेरो प्रश्न राख्न चाहिँ मैले प्रश्न चाहिँ एक्सप्लेन गरेको छ। यो मतदान शिक्षा र यसको महत्वको विषयमा मलाई जानकारी गराइदिनुहोस् है।
1: हस्, धन्यवाद राम पाण्डेजी, हामी आज त्यसकै बारेमा कुराकानी गरिरहेका छौँ। उहाँले मतदाता शिक्षाको
0: प्रश्न थियो,
1: मतदाता शिक्षाको महत्वको बारेमा उहाँले कुरा गरिरहनु भएको छ, जुन विषयमा आज हामी छलफल गरिरहेका छौँ। नीलकण्ठ सर, तिनजनाले फोन गर्नुभएको छ, पाले पालो उहाँहरूको प्रश्नको जवाब चाहिँ यहाँले।
0: बोगडीजीको प्रश्न चाहिँ महत्वपूर्ण प्रश्न, सबै महत्वपूर्ण छन्। बोगडीजीको महत्वपूर्ण प्रश्न छ, यो चाहिँ किसिमको अलि फरक खालको र महत्वपूर्ण प्रश्न किन रह्यो भने, फरक किसिमले क्षमतावान भन्नु पर्यो, एकै किसिम हाम्रो सबैको जेनरली क्षमतावान भन्दा नि फरक किसिमको क्षमता भएका व्यक्तिहरू लाई चाहिँ मतदान गर्नको लागि कसैले हात नचल्ने, कसैको खुट्टा नचल्ने, कसैको आँखाले नदेख्ने, कसैले हिँड्न नसक्ने, यी सबैको लागि चाहिँ ध्यान दिएर अवश्य पनि उनीहरूले मतदान गर्नको लागि आफ्नो प्रतिनिधि लिएर जान पाउने, आफ्नो प्रतिनिधि आफैले रोजेर लान पाउने विधि चाहिँ बनाइएको छ, त्यही अनुसार चाहिँ उहाँहरूले गर्ने हो। र उहाँहरूले आफैले अब यसो गर्दा अहिलेसम्म पनि कोही पनि ल्याउन नपाएको भए निर्वाचन आयोगले मतदान केन्द्रमा खटाएका आफ्ना कर्मचारी मध्ये तपाईँले कुनलाई लान चाहनुहुन्छ तपाईँ भन्नुहोस् भनेर लिएर जान पाउने अवस्था छ। अब त्यो एउटा संवेदनशील कुरा के भयो भने, आँखा नदेखेको कारणले मतदान गर्नलाई अर्को मान्छे लानुपर्ने, अर्को मान्छेले मैले भनेकै ठाउँमा मतदान गर्छ कि गर्दैन, त्यस कारणले मैले आफैले मतदान गर्न पाउने दिन कहिले आउँछ भन्ने उहाँले महत्वपूर्ण प्रश्न।
1: त्यसमै विद्युतीय मतदानको कुरा हामीले पटक पटक सुनिरहेका छौँ, विद्युतीय मतदानले बा त्यो समस्याको समाधान गर्थ्यो कि, हामी त्यो धेरै वर्षदेखि कुरा गरिरहेको सम्भव भएको छैन।
0: त्यस कारणले मैले के मात्र भनेको भने, अब प्रविधिको प्रयोग गर्न सक्यो भने, प्रविधिको प्रयोग गरेर सबैले मतदान गर्ने व्यवस्था गर्न सक्यो भने, हामीले यो आँखा नदेखिने हाम्रा मतदाताहरूले पनि हातले चाहिँ पढेर, हातले पढेर ब्रेल लिपिमा पढेर चाहिँ मतदान गर्न इलेक्ट्रोनिकली चाहिँ गर्न सक्ने अवस्था हामीले सिर्जना गर्न सक्छौँ र हुने गरेको छ। संसारभरि हामी त्यसको लागि योजनाबद्ध रूपमा काम गराउनुपर्छ जस्तो मलाई लाग्छ। त्यो पाँच वर्ष कार्यकालको कुरा पनि आएको छ त्यहाँ अहिले प्रश्नमा, निर्वाचन आयोगले पाँच वर्षको कार्यकालमा योजनाबद्ध रूपमा काम गर्न किन नसक्ने, सक्नुपर्छ र गर्ने पञ्चवर्षीय रणनीति योजना पनि नबनेको होइन। निर्वाचन आयोगको 2009 हामीले चाहिँ सुरु गऱ्यौँ अनि 13 अद्यावधि गऱ्यौँ, पछि फेरि 74 मलाई लाग्छ 17 अर्को आएको छ। त्यो बुकलेट चाहिँ आयो, त्यो अनुसार चाहिँ हामी रिफर्म गर्न सक्यौँ कि सकेनौँ, त्यसलाई चाहिँ रिभ्यू गर्न आवश्यक छ। त्यो चाहिँ पञ्चवर्षीय रणनीति योजना जुन चाहिँ समग्र मतदाता शिक्षादेखि लिएर अरू विधि विधानका कुराहरू र टेक्नोलोजीको प्रयोगको विषयमा पनि त्यहाँ उल्लेख नभएको होइन, गर्ने भन्ने हो, ती कुराहरू हुन सकेका छैनन्। त्यस कारणले त्यो महत्त्वपूर्ण कुराहरू छ। मैले यति मात्रै भने, हाम्रो बोगडीजीको तिलकजीको भोलिन्टियर कसले खटाउने भन्ने हो, आफ्नो प्रतिनिधि मतदान केन्द्रमा बलले खटाउँछ, त्यो चाहिँ भोलिन्टियर होइन। भोलिन्टियर जसले त्यो भित्र भोलिन्टियर गर्नुको लागि कसले खटाउँछ, निर्वाचन आयोगको निर्वाचन मतदान अधिकृतले चाहिँ त्यो भोलिन्टियर खटाउने हो। माग्न चाहिँ सक्छ स्थानीय, त्यहाँ तत्काल स्थानीय सरकारका कुनै पनि प्रतिनिधिहरूलाई, कर्मचारीलाई भोलिन्टियरको रूपमा प्रयोग गर्न सकिन्छ, प्राय सहयोगीहरूको रूपमा स्कुलको स्कुलमा सेन्टर छ भने त्यही विद्यालयको सहयोगी कुनै अफिसर शिक्षक वा सहयोगीले चाहिँ भोलिन्टियरको काम गर्न सक्छ, नपुग्यो भने अर्को विद्यालयबाट प्राप्त गर्न पनि सक्छ। यसरी चाहिँ भोलिन्टियरको त्यो चाहिँ मतदानको प्रक्रियालाई सहज पार्नको लागि र सबै लाइन लगाउनेदेखि लिएर अन्य कुराहरू गर्नलाई भोलिन्टियर खटाउने कुरा चाहिँ निर्वाचन आयोगको मतदान अधिकृत जुन खटेर गएको छ उसले गर्ने कुरा हो। र पाण्डेजीले चाहिँ शिक्षाको महत्वको विषयमा कुरा गर्नुभयो, हामी त त्यसैकै विषयमा कुरा गरिरहेका छौँ। हामी निरन्तर काम गर्नुपर्छ, 12 महिना काम गर्नुपर्छ भन्ने कुरा हामीले अघि पनि कुरा गरिसकेका छौँ यस
1: विषयमा। हजुर, अब यही ठ्याक्कै यहाँनिर एउटा प्रश्न चाहिँ अलिक एकचोटि फेरि म दोहोऱ्याउन चाहन्छु, यो जुन विद्युतीय मतदानको कुरा हामीले यो बिचमा गर्यौँ, प्रविधिको कुरा गर्यौँ, यो विद्युतीय मतदानको कुरा त हामीले धेरै वर्षदेखि अगाडिदेखि सुनिरहेको, तर यो गर्न सम्भव चाहिँ किन नभएको, यो मेरो मात्रै प्रश्न होइन, अरू सर्वसाधारणको प्रश्न पनि हो, यो सबैजनाको प्रश्न।
0: मलाई मलाई मनपर्ने प्रश्न पनि हो यो. मैले हामीहरूले चाहिँ 2064 निर्वाचनमा विद्युतीय मतदान गर्ने प्रक्रिया सुरु गर्यौं. छिमेकी राष्ट्रबाट, मित्र राष्ट्रबाट चाहिँ केही सहयोग लिएर त्यहीँको प्रविधि लिएर आएर म आफैले प्रयोगमा ल्याएर चाहिँ यहाँ प्रयोग गर्ने प्रक्रियामा हामी संलग्न रह्यौं. केही कर्मचारीहरू तालिम दियौं. 7 क्षेत्र हामीले चाहिँ त्यसलाई प्रयोग पनि गर्यौं निर्वाचन क्षेत्रमा. यो सफलतापूर्वक प्रयोग भयो. त्यसको प्रशंसा पनि भयो. अनि त्यसपछि 64 पनि त्यसलाई चाहिँ हामीले कन्टिन्यू गर्यौं. त्यसपछि चाहिँ यसलाई हामीले निरन्तर दिन सकेनौं. यो समानुपातिक तर्फको निर्वाचनमा 16 बढी दलहरू उठ्ने, तर चाहिँ त्यो मिसिनले 16 बढी चाहिँ एक्सेप्ट नगर्ने भएको हुनाले चाहिँ हामीले त्योलाई निरन्तरता दुइटै सिस्टममा प्रयोग गर्न पनि सकेनौँ. त्यो परीक्षणको रूपमा प्रयोग भएको हो. तर मैले के भन्ने गर्छु भने अब हामी 64-70 कुरा गरेर बस्ने होइन, 74 कुरा पनि गर्ने होइन. आज हामी धेरै नै अगाडि बढिसकेका छौँ प्रविधि प्रयोगमा. बोलेर मिसिनले जवाफ दिन्छ, बोलेर चाहिँ तपाईँले मत खसाउन पनि सक्नुहुन्छ, बोलेरै फोन गर्न सक्नुहुन्छ, बोलेर घरैबाट फोन गरेर फोनबाट मतदान दिन सक्नुहुन्छ, जहाँ हुनुहुन्छ त्यहीँबाट पनि मतदान दिन सक्ने हुनुहुन्छ. यदि हामी साँच्चीकै प्रविधिलाई व्यवस्थित रूपमा प्रयोग गर्न सक्यौँ भने, त्यस कारणले हामीले गर्न नसक्ने कुरा होइन, आज चाहिँ गर्नु पर्यो, योजना हुनु पर्यो. अनि यसमा कसको महत्वपूर्ण रोल छ भन्दाखेरि चाहिँ तपाईँले सोच्नुभयो होला निर्वाचन आयोगको. निर्वाचन आयोगको त छँदैछ, जहिले पनि निर्वाचन व्यवस्थापन कार्यान्वयन गर्नको लागि निर्वाचन आयोगको रोल नहुने कुरा होइन. उनीहरूको भूमिका यही महत्वपूर्ण हो. तर यसका चाहिँ स्टेक होल्डर, मुख्य स्टेक होल्डर को? राजनीतिक दल.
1: विश्वासै गरे, राजनीतिक दललाई विश्वासै छैन यो विद्युतीय मतदानमा भन्ने खालको कुराहरू पनि सुनिन्छ.
0: राजनीतिक दललाई सहमतिमा ल्याउनको लागि चाहिँ हामीले पहिला पनि निकै कोसिस गरेर त्यतिसम्म गरेको हो. अहिले त हेरिहाल्नुभयो तपाईँले, उनीहरूको चाहिँ यो 4 कि 5 हुन्छ नि, के भन्छ त्यसलाई, महाधिवेशन. महाधिवेशन पनि डुवाम राखेर भोट खसाउने चाहिँ व्यवस्था गर्नुभयो. उहाँले लाजस्पद खालको भयो मलाई चाहिँ पर्टिकुलरली, किनभने
1: खानेपानीको ट्याङ्कीमा भोट खसाल्ने व्यवस्था गरिएको
0: लाएर गर्नुभयो भन्नु त. आजको विद्यार्थीहरू, आजको शिक्षित व्यक्तिहरू, आजका चाहिँ युवाहरूले त्यसलाई देख्दाखेरि के भन्ला हामीलाई? हामीसँग नभएको त होइन नि, हाम्रो देशमै क्षमता छ त्यो. अमेरिकाको लागि, युरोपको लागि, अस्ट्रेलियाको लागि, विभिन्न देशको लागि यहाँ बसेर हामी कम्प्युटर चलाएर सफ्टवेयर डेभलप गरेर प्रोसेस गरेर सबैलाई सेवा दिन सकेका छौँ. हाम्रो एकजना, मैले एक्जाम्पल दिने गर्छु, एकजना बुढी आमा मोबाइल लिएर बस्नुहुन्छ, 90 कुनै एउटा बुढी आमा. उनको नातिसँग, पनातिसँग कुरा गर्न मन लाग्छ, मिडल इस्टमा अथवा युकेमा अथवा अमेरिकामा. उनले चाहिँ पढेकै छैन, तर उनले त्यो पोजिसनल भ्यालु, त्यो किबोर्डको पोजिसनल भ्यालु उनलाई थाहा छ. यहाँ यहाँ यहाँ यहाँ दबायो भने मेरो छोराका नातिका फोन पुग्छ भनेर. त्यतिसम्म पनि हामी प्रविधि प्रयोग गर्नमा हिचकिचा छैनौँ भने हामी सबै लेखेका, पढेका, जानेका, बुझेकाहरू र एकदम युजर फ्रेन्डली, प्रयोगकर्तालाई को लागि अत्यन्त सहज साथीको रूपमा चाहिँ राख्न सकिने खालको चाहिँ सफ्टवेयर डेभलप गरेर त्यही किसिमको मिसिन प्रयोग गरेर हामी मतदान गराउन सक्छौँ. र जुन यावत कुरा मतदान गर्नको लागि अहिले चाहिँ ढुवानी गर्नु परेको छ, प्रिन्ट गर्नु परेको छ, काउन्टिङ गर्नु परेको छ, यी सबै कुरा जुन झन्झट भइरहेछन् र गल्ती हुने सम्भावना बढी हुने भइरहेछ, ती सबैबाट चाहिँ मुक्त हुनको लागि हामी इलेक्ट्रोनिक भोटिङ मिसिन, इलेक्ट्रोनिक कल्ली चाहिँ भोट हाल्ने व्यवस्था चाहिँ हामी गर्नुपर्छ, गर्न सकिन्छ. त्यो योजनाबद्ध रूपमा गर्नुपर्ने हो. तर दलहरूले यसमा सहमतिमा आउनुपर्छ. उहाँहरूले चाहिँ सहमति नआएसम्म चाहिँ हामी जान सक्दैनौँ, अगाडि बढ्न सक्दैनौँ. तर उहाँहरू सहमति हुनुलाई दलमा पनि अहिले अब युवा पुस्ताहरूले चाहिँ यसलाई लिड गर्नुपर्छ र उहाँहरूले यसलाई विश्वासको रूपमा उहाँहरूलाई सबैलाई चाहिँ चित्तबुझ्ने किसिमले चाहिँ उहाँहरूले शिक्षा दिनुपर्ने हुन्छ आफ्नो गार्जियनहरूलाई, अब हाम्रो सिनियर लिडर्सहरूलाई.
1: हजुर, अब जस्तै अब हामी मतदाता शिक्षाका कुरा गरिरहेछौँ. अब यो मतदाता शिक्षालाई चाहिँ एकदमै प्रभावकारी बनाउनको लागि राजनीतिक दल, निर्वाचन आयोग बाहेक चाहिँ अरू कसको भूमिका कस्तो हुनुपर्छ, कसरी काम गर्नुपर्छ? अब समय पनि कम छ, 33 दिन
0: अरूको भूमिका, तपाईँको भूमिका, मेरो भूमिका त सही छ. खास गरेर मिडिया, यसमा मैले भन्दा मिडियाहरू, जति खालका मिडियाहरू हामीसँग छन्, प्रिन्ट मिडिया भन्दा पनि आज चाहिँ तपाईँले अहिले प्रयोग गर्नुभएको मिडिया,
1: सामाजिक सञ्जालको कुरा पनि छ,
0: सामाजिक सञ्जाल, यिनीहरूमा चाहिँ हामी अत्यन्त सजगताका साथ, किनभने गलत मेसेज गइसकेपछि हात्तीको दाँत जस्तो हुन्छ। शिक्षामा चाहिँ जहिले पनि हामी विचार गर्नुपर्ने कुरा शब्दको प्रयोग, छान्ने, के बोल्ने, के दिने, के कसरी पठाउने। एकचोटि गइसकेपछि चाहिँ त्यसलाई फेरि अर्कोले काट्नलाई गाह्रो हुन्छ, त्यो मान्छेले सुनिरहन्छ भन्ने होइन। त्यस कारणले निरन्तर चाहिँ त्यही खालको मेसेज चाहिँ बरु जाओस्, धेरैचोटि जाओस्। र हामी सबै सिभिल सोसाइटी, खास गरेर भन्दा मिडियाहरू र अनि चाहिँ सिभिल सोसाइटीमा अन्य शिक्षा दिने संस्थाहरूले चाहिँ यसमा सहभागी भएर काम गर्नुपर्छ भन्ने मलाई लाग्छ।
1: यो मिस इन्फर्मेसन, डिसइन्फर्मेसनको कुराहरू पनि छ, यो कुप्रचार, दुष्प्रचार, हेट स्पिचका कुराहरू पनि चाहिँ यही बेलामा सुनिन्छ।
0: अब यो चाहिँ एउटा यो परम्परा बनेको छ, यदि इलेक्ट्रोनिक सिस्टममा प्रयोग नभइदिएको भए त्यहाँ बोलेपछि सकिन्थ्यो, रेकर्ड पनि हुन्थ्यो, हुन्थेन तपाईँ पुग्नु भएको भए रेकर्ड हुन्थ्यो होला। तर अहिले त रेकर्ड हुने व्यवस्था पनि छ, अहिले जहाँ पनि जसले पनि फोटो खिचेर पठाउने अवस्था पनि छ। र त्यस कारणले यो यो यसलाई कम गर्नको लागि हेट स्पिच गर्नुहुन्न, कसैको चरित्र हत्या गर्नुहुन्न, निर्वाचनमा चाहिँ कसले कसलाई के भन्न मिल्छ र के भन्दा बढी भन्न मिल्दैन भन्ने विषयमा चाहिँ सिकाइरहनु पर्ने विषय त होइन, तर उहाँहरूले त्यसमा आनन्द लिनुहुन्छ भने चाहिँ त्यसको लागि चाहिँ खास गरेर हामी सबै समाजमा काम गर्ने, सकारात्मक रूपमा यसलाई बुझ्नेहरू र अनि निर्वाचन आयोगले यसलाई यो सोसल मिडियालाई प्रयोग गरेर यसो नगर्नुहोस् र यस यो प्रक्रियाबाट गर्नुपर्छ भन्ने कुरा चाहिँ इन्फर्मेसन निरन्तर चाहिँ गइरहोस् सोसल मिडियामा, बुझ्ने भाषामा, सबैले चाहिँ पढ्न सक्ने भाषामा, र त्यसले गर्दा त्यताप्रतिको चाहिँ जुन विकृति छ त्यसलाई चाहिँ त्यसले काट्न सक्छ अटोमेटिकली, त्यस्तो मलाई लाग्छ।
1: अनि त्यस पछाडि हामी यो मतदाता शिक्षाको कुरा गर्दाखेरि अब यो मुख्य गरी चाहिँ यो मतपत्रको कुरामा पनि अलिक बढी फोकस हुनुपर्ने स्थानीय तहको निर्वाचनले पनि देखाएको छ। त्यो कुरालाई चाहिँ अलिकति त्यसबाट सिकेर अब के गर्नु पर्ला?
0: खास गरेर मैले मतपत्रको कुरा के छ भने यसपटकको मतपत्र पहिला स्थानीय तहको भन्दा अलि सहज छ, त्यसलाई चाहिँ त्यति धेरै चिन्तित हुनु त पर्दैन। तर पनि कति दल उठेका छन्, कति उम्मेद्वार उठेका छन्, कसको चिन्ह के हो, त्यो कुरा चाहिँ उम्मेद्वारले आफ्नै किसिमले पनि भन्दै जाने चलन छ। एउटा कुरा मैले भनिहाल्छु अनन्तजी, के छ भने हामी निर्वाचन आयोगको तर्फबाट ओडाबाट घर घर भन्दै भन्दै गइरहेको अवस्थामा आज चाहिँ निर्वाचन आयोग गएर एउटा कुरा सिकाउँदै गयो, बताउँदै गयो, अनि भोलिपल्ट चाहिँ अर्को एकजना उम्मेद्वार ए भाउजू मलाई त एउटा भोट चाहिँ त्यसमा हालिदिनु होला है, फलानुमा हालिदिनु होला भनेर चाहिँ उसले भन्दै भन्दै भन्दै जान्छ। अनि भाउजूले, दिदीले अथवा बहिनीले अथवा आमाले के बुझ्नुहुन्छ भने एउटा भोट दिनुपर्ने छ, फलानाकोमा हाल्नुपर्ने छ भने चाहिँ अरू हाल्ने चाहिँ बन्द गर्ने अथवा त्यस्तो खालको त्रुटिपूर्ण काम पनि भएको छ। त्यस कारणले दलहरूले पनि शिक्षा दिँदाखेरि, उम्मेद्वारले पनि शिक्षा दिँदाखेरि, एउटा भोट मलाई दिँदाखेरि चाहिँ अरू कसकसलाई दिनुपर्ने हो, धेरै भोट दिनुपर्ने पनि छ कि, अथवा एउटा भन्दा बढी मतदान दिनुपर्ने त चारवटा मतपत्र छ, अहिले चारवटा मतपत्रमा चारवटा छाप लगाउनुपर्छ भिन्न भिन्दै ठाउँमा, अथवा फरक फरक दललाई र उम्मेद्वारलाई, अनि कस कसलाई कहाँ दिने हो, कसरी दिने हो भन्ने कुरा चाहिँ उम्मेद्वार भन्दा पनि हाम्रा मतदाताले त्यो दिनमा म कहिले कति बेला जाने, के लिएर जाने, कसलाई मत खसाउने, कस्तो खालको व्यक्तिलाई मैले मत दिनुपर्छ, त्यसको चिन्ह के हो, ढुक्क भएर अनि घरमा परिवारका सबै सदस्य चाहिँ मतदान केन्द्रमा जानुपर्छ। तर मतदान दिन मतदान योग्य व्यक्तिहरू, तर तिनीहरूलाई कसरी व्यवस्थित गर्ने, त्यो त घरको परिवारहरूले सल्लाह गरेर गर्दै जानुपर्ने, र एक दुई दिन पहिल्यै चाहिँ सबै आइडी कार्ड परिचय पत्र पनि तयार गरेर राख्नुपर्ने, यस्तो महत्वपूर्ण यज्ञ हो नि, यो ठुलो यज्ञ हो, लोकतान्त्रिक यज्ञ, यसमा चाहिँ सबैले त्यसरी विचार गर्नु पर्यो। मतदाताले विचार गरेन भने हामी सुधार गर्न सक्दैनौँ।
1: नेपाल चौतारीमा आज हामीले मतदाता शिक्षाको महत्वको बारेमा छलफल गर्यौं। नेपाल चौतारीको आजको छलफलमा सहभागी भएर आफ्ना अमूल्य विचार राखिदिनु भएकोमा निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त डाक्टर नीलकण्ठ उपेदीज्यू, यहाँलाई धेरै धेरै धन्यवाद।
0: यहाँलाई धन्यवाद छ अनन्तजी, र सम्पूर्ण हाम्रा श्रोता, दर्शक र सम्पूर्ण सुन्ने साथीहरू, नेपाली नागरिक, सम्पूर्ण मतदाताहरूलाई मुख्य 4 गतेको निर्वाचनलाई सम्झेर सबै कुरा विचार गरेर बुझेर यो लोकतन्त्रलाई संस्थागत गर्ने र अनि विकास गर्नमा चाहिँ आफ्नो सहभागिता जनाउनु हुनेछ भन्ने मलाई विश्वास छ।
1: हस्, कार्यक्रम सुन्नुहुने, फेसबुकमा हेर्नुहुने साथी आफ्ना प्रश्न राख्नु हुने तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। नेपाल चौतारीको अर्को अङ्क आउँदो शुक्रबार बिहान ठिक सभा 8 बजी अर्को महत्त्वपूर्ण विषयका साथ पुनः आउने नै छौ। तबसम्मका लागि आजका अतिथि उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म अनन्त कश्यप घिमिरे पनि बिदा चाहन्छु। हवस् त, नमस्ते, तपाईँको दिन शुभ रहोस्।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 101।
2: अह
1: के बुवा,
2: उफ, कस्तो पोल्यो नि मर्ने गरी।
1: हेतेरिका इ पानी खानु इ हेर्नु त मम्मी बाबा त पुरै आँसु निकालेर रुनु पो भयो त।
3: त्यही त भने तेरो बाउको आँखामा आँसु अडिँदै अडिँदैन।
2: तिमी नि भन्न पाएस त डराइदिन्छौ के चम्पा।
3: परेन त
1: बुबा, ल दाल फ्राई र परोठा खानु है त।
2: अहिले खाउँला, यहाँ जिब्रो पोलेर खपिन सुन्नु भइरहेछ। बरु ल यो मोमो खाऊ, म सक्दिनँ अब।
1: मम्मीले खानुहुन्छ।
3: अँ यो सबै मलाई खुवाएर बिरामी बनाउने विचारमा छौ कि क्या तिम्रा भाउ छोरी?
1: हजुरलाई यो निकै मनपर्छ नि त।
3: अनि मनपर्छ भन्दैमा सबै एक्लै खाउँ त?
2: घरको मात्र कति खानु, कहिले काहीँ होटलमा खाना पाएन हुन्थ्यो भन्थ्यौ त। अब आज के भयो, खाऊ न दित मरुन्जेल।
1: ए बुवा पनि कति डिस्काउन्ट भयो होला आमालाई।
3: हेर न हेर, कति न फुर्ती लाग्यो, आफैले ल्याए जस्तो। छोरीले नल्याए अहिलेसम्म घरमै चामलमा कतिवटा चिर्सा परेछ भनेर निकालेर आउँथे।
2: भन्न पाएँ भनेर धेरै पचक्कै पर्ने गरी नभन त चम्पा। आज होटलमा खाना खाने भनेर मैले नै ल्याएको होइन त खुसबु।
1: हो कि मम्मी, खासमा म राष्ट्रिय खेलाडीमा छनौट भएको खुसियालीमा बाबाले नै खुवाउँछु भन्नुभएको।
3: ओहो, ठुलै काम भएछ त। अब भोलिदेखि सूर्य पनि पश्चिमबाटै उदाउँछ होला होइन?
1: एकैछिन चुप लाग्नु। हेलो, हजुर नमस्कार। हजुर हजुर बोल्दैछु। ए मैले गर्नुपर्ने? ए हुन्छ हुन्छ हुन्छ, ल्याइदिनु है हेरौँला।
2: ए के भयो खुसबु, के हेर्ने कुरा गरे?
1: छ नि बुवा, त्यो विलासनगर सिमेन्ट फ्याक्ट्रीको एउटा टिभी एड बनाउन लागे रहेछन्, अनि त्यसैको टिभी एड गर्ने रे। त्यही भनेर एड एजेन्सीले फोन गरेको, पैसा पनि राम्रै दिन्छु भनेको छ।
2: देख्यौ त चम्पा, हाम्रो छोरीलाई मान्छेले चिन्न थालेपछि त फोन गरी गरी पैसा आउने काम दिन थाले है।
3: यो टिभीएस भनेको चाहिँ के हो र?
1: टिडिएस होइन कि मम्मी, टेलिभिजनमा प्रचार आउँछ त, हो त्यस्तै विज्ञापन बनाउने भने के। तर खै मलाई एक्टिङै गर्न आउँदैन, कसरी पो गर्ने हो?
3: ए हाम्रो छोरी हेर्दा हेर्दै अब टिभीमा पनि देखिने भए होइन त?
2: उनीहरूले सिकाइहाल्छन् नि, डाइरेक्टरले जसो जसो भन्छन् त्यसै त्यसै गर्ने त हो नि।
1: अनि उनीहरूले भने जस्तो गर्न आफूले चाहिँ जान्नु परेन त बाबा? पनि
2: जानिहालिन्छ नि, यत्रो राष्ट्रिय खेलाडी हुन लागे मान्छे गरिहाल्छौ नि छोरी।
3: गर्छौ गर्छौ छोरी।
1: फेरि उनीहरूले नै गरे क्या हो, ल्यान्डलाइनबाट फोन आइरहेछ, फेरि केही भन्नलाई पो हो कि। हेलो, ए आयुष, अँ भन्न त, कुन हस्पिटलमा? ल ल ल ल म आइहालेँ ल।
2: होइन के भयो?
1: खै के भयो, आयुष पुरा रुन्छ, स्वरमा बोलाइरहेछ, हस्पिटल आऊ मात्रै भन्छ, अरू केही भन्दैन।
2: होइन अस्ति पसलमा आएको बेला बुबालाई सन्चो छैन भन्दै थियो कि आयुषका बुबा।
3: राम राम राम।
4: आदरणीय उपस्थित महानुभावहरू, अब म हाम्रो यस ब्याङ्कको मास्कोट शाखालाई देशभरबाटै उत्कृष्ट बनाउनुहुने शाखा प्रबन्धक श्री ललिता ठकुरी म्याडमलाई सम्मान गरिदिनुहुन आजको कार्यक्रमका प्रमुख अतिथिज्यूलाई आग्रह गर्दछु, र सम्मान ग्रहण गरिदिनुहुन ललिता म्याडमलाई आग्रह गर्दछु। धन्यवाद। पुरस्कारको रूपमा नगद रु 1,00,000 र सम्मान पत्र रहेको छ। यहाँहरूलाई धेरै धेरै धन्यवाद। अब म संक्षिप्त मन्तव्य राखिदिनुहुन यस वडाका वडाध्यक्ष लालु भण्डारीज्यूलाई हार्दिक आग्रह गर्दछु।
5: धन्यवाद। मलाई धेरै भाषण गर्न त आउँदैन, काम गर्ने मान्छे भनेर जनताले वडा अध्यक्ष बनाइदिए। म के भन्न चाहन्छु भने यी ललिता बहिनीका परिवार हाम्रो गाउँका होइनन्, बस्तीपुरबाट जागिर खान यहाँ आएर बसे। आज माझकोटवासी कसैले पनि यिनीहरूलाई बाहिरका हुन् भन्दैनन्। सुरु सुरुमा यो बैङ्कमा जागिर खान आउने ललिता बहिनीलाई सबैले हेपेको पनि देखेका छु। अब अहिले यी ललिता बहिनीलाई यही हलभित्र नमस्ते गरे पनि देखेका छु। अब महिलाले भात पकाउन छोराछोरी पाउन बाहेक अरू केही जान्दैनन् भन्नेहरूको मुखमा यो कुराले चाहिँ मुखै टालिएको छ। मलाई ललिता बहिनीको अझ धेरै प्रगति हेर्न मन छ। भन्दै मेरा दुई शब्द यही टुङ्ग्याउँछु। धन्यवाद।
4: यहाँलाई धेरै धेरै धन्यवाद। अब म आज पुरस्कृत हुनुहुने व्यक्तित्व ललिता म्याडमलाई आफ्ना भनाइहरू राखिदिनु हुन अनुरोध गर्दछु।
1: धन्यवाद। सबैभन्दा पहिला त म मेरो ब्याङ्क जसले मलाई पत्याएर यो जिम्मेवारी दिनुभयो, जिम्मेवारी कसरी निर्वाह गरेको छ भनेर नियमित अपडेट लिइराख्नु भयो र त्यसको मूल्याङ्कन गर्दै तिमीले राम्रो गरिरहेको छौ है भन्दै आज यो सम्मान गरिदिनु भयो। म ब्याङ्कका डेप्युटी सिइओ म्याडम मार्फत ब्याङ्कको व्यवस्थापनप्रति आभार व्यक्त गर्न चाहन्छु। त्यसै गरी म आभार व्यक्त गर्न चाहन्छु मेरा दुई आँखा जस्ता मेरा छोरीहरूलाई, जसको अनुहार हेर्दा म जस्तो सुकै थकाइलाई पनि भुल्ने गर्छु, र सबैभन्दा धेरै आभार व्यक्त गर्न चाहन्छु मेरो जीवनसाथी जगतलाई। परिवारको जिम्मेवारी, छोरीहरूको सरसफाई, गृह कार्यदेखि भान्जाको काममा समेत मलाई कहिले ऊ आउँछ र गर्छ भनेर कुरेनन्। कतिले त तिम्रो श्रीमानले के गर्नुहुन्छ भन्दा मैले लेख्नुहुन्छ, उहाँ लेखक हो भन्थे। धेरैको फेरि यही प्रश्न आउँथ्यो कि लेख्नु त हुन्छ होला तर काम चाहिँ के गर्नुहुन्छ भनेर। यी र यस्ता प्रश्नहरू धेरै सुने मैले, र म आज यही मञ्चबाट भन्न चाहन्छु उनले हाम्रो घरको सारा जिम्मेवारी समेत तानेका छन्। उनी मेरा घरका स्याहारकर्ता हुन्। त्यसैले त म आज यो ठाउँमा छु। म तिमीलाई पनि यो मञ्चमा बोलाउन चाहन्छु र मेरा साथमा मेरा दुई छोरीहरूलाई पनि म यो स्टेजमा बोलाउन चाहन्छु। केही कुरा भन न जगत।
6: खासमा म ललिता उत्कृष्ट ब्याङ्कर भए जस्तो अथवा यिनले भनेको जस्तो उत्कृष्ट श्रीमान चाहिँ होइन, खालि आफूसँग भएको समयलाई घरमा व्यवस्थापन गरेको मात्रै हो। यो त मेरो स्वाभाविक जिम्मेवारी हो नि। मैले मेरा यी दुई छोरीहरू हुर्काउन कुनै रकेट साइन्स लगाएको पनि छैन। उनीहरूसँग हर वखत उनीहरूको साथी जस्तै भएर नजिकिन्छु ताकि उनीहरूले आफ्ना सबै कुरा मसँग भनन्, कुनै कुरा भन्न डराउनु नपरोस्। त्यसैले मेरो जस्तै सबैको घर परिवारमा पनि नियमित संवाद होस्, बाउहरूले पनि घर परिवार बुझ्ने कोसिस गरून्। त्यही भएर हामीले यस ठाउँमा बाउ समूह पनि बनाएका छौँ। मेरो भनाइको अन्त्यमा म के भन्न चाहन्छु भने लालु काकाले बाउ समूहको अभियानलाई निरन्तरता दिन खास भूमिका खेल्नुहुनेछ भन्ने विशेष अपेक्षा गरेको छु। यति भन्दै म मेरो कुरा यहीँ राख्न चाहन्छु। धन्यवाद।
7: त्यो त है एकैछिनमा पसिना पसिना भयो भने।
8: अनि कस्तो होला त कम्पिटिसन आउने मान्छेले तयारी त गर्नुपर्छ नि।
7: बिचरा, अब कविता त त्यसको ठिकै थियो तर प्रस्तुति चाहिँ ओहो
9: झुर। चोरा कविता पो हो कि
7: होइन? चोरा त होइन जस्तो लाग्छ। स्मारिकाहरूमा पनि रेवन्त जोशी भन्ने नामहरूबाट कविताहरू छापिरहेको हुन्छ, फोटो पनि त्यसैको हुन्छ।
8: अनि त्यस्तो कविता लेखिरहने मान्छेलाई के भयो होला है, आफैले लेखा कविता पनि पढ्न नसक्ने।
7: कोही कोही त्यस्तै हुन्छन्। हाम्रो स्कुलमा पनि थियो नि एकजना, के रे त्यसको नाम, सञ्जय, त्यो पनि त्यस्तै थियो नि। पढ्नमा एकदमै ट्यालेन्ट तर केही कुरा बोल्नु पर्यो भने रातो हुन्थ्यो।
9: हो हो ठिक भन्छ, त्यो पनि त्यस्तै थियो।
7: मलाई पनि त पहिला कस्तो डर लाग्थ्यो है, झन् रेवन्तलाई देखेपछि त मेरो पनि त्यस्तै हालत हुन्छ होला, सबैजना हाँस्छन् होला जस्तै लागेको थियो। तर स्टेजमा चढेपछि त डर सर कता हरायो हरायो।
9: तैँले कविता पढिसके पछाडि सबैले ताली बजायो हो?
7: कविताको बिच बिचमा पनि बजाए।
8: बजाइहाल्छ नि, हाम्रै कुसुमको वाचन शैली कस्तो राम्रो छ, होइन त कविज्यू?
7: त्यो त हो, कुसुमको कविता भन्दा पनि वाचन शैली धेरै राम्रो हुन्छ।
8: त्यहाँ पनि त्यस्तै भन्दै थिएँ नि, कविता त अरूहरूको पनि राम्रो थियो रे तर भन्ने तरिकामा चाहिँ मेरो नम्बर बढी आयो रे।
9: त स्टार भइस यार, रेडियोमा तैँले जितिस् भनेर समाचार आएपछि त गाउँका जसले पनि तेरै कुरा गरिरहन्थे।
8: हो र?
9: त बेलुका म ठगुन नभएको पसलमा गएको थिएँ है, त्यहाँ पनि तेरै कुरा गरिरहेथे। कुसुमले गाउँकै नाम राखे भन्दै थिए, तेरो बुवा पनि दङ्ग पर्दै गफ गर्दै हुनुहुन्थ्यो।
7: बुवाको कुरा गर्छेस्, बुवा त अहिले कस्तो अर्कै हुनुभएको छ। मेरो जस्तो छोराछोरीहरू कसैको छैन भन्नुहुन्छ नि।
10: ओहो कत्रो ठुलो हाँसो हो,
11: निकै रमाइलो भयो जस्तो छ त।
10: ग्याङ जम्मा भएपछि रमाइलो हुँदैन त?
11: हुन्छ हुन्छ, रमाइलो पनि गर्नुपर्छ। अनि
12: हामीलाई एक घन्टा अघि बोलाएर आफू चाहिँ यस बेला आउने हो सौगात दाई? कस्तो भोक लागिसक्यो।
10: उसलाई चाहिँ फेरि खानकै हतार छ।
12: घडी हेर त, 4 बजिसक्यो अनि यस बेलासम्म भोक लाग्दैन त?
11: ल ल खाउँला। अप्सरा जाऊ त खाजा भनेर आऊ।
10: ल के खाने भन त?
13: मिठो खाने।
10: के मिठो भने?
13: गुलियो मिठो के?
10: के हलवा?
13: हुन्छ
10: हलवा तरकारी भनौ त,
13: मलाई त जे पनि हुन्छ।
10: अँ हुन्छ हुन्छ, ऊ हलवा तरकारी नै भनौँ।
11: अप्सरा चिया पनि भन है।
10: ल ल।
11: अनि एउटा गुड न्युज सुन्छौ?
10: के दाई?
11: हामी पल्ला गाउँको सुस्मिताको बिहे रोक्न सफल भयौँ नि।
10: हो, मैले त कस्तो सोध्नै बिर्सेको। अनि सुस्मिताको बुवा आमाले मान्नुभयो त?
11: बल्ल बल्ल मनायो नि। पहिला त छिनिसके बिहे किन रोक्ने भनेर नि खोज्दै थिए। अप्सराले आफ्नो उदाहरण दिएर सम्झाएपछि बल्ल बल्ल माने।
10: ए हो र, राम्रो भएछ।
12: ए अँ, आज हामीलाई भेला हुन किन भन्नुभएको सौगात दाई?
10: ल कुसुमले भनिनन् र?
12: ए ला, गफे गफमा भुसुक्कै बिर्सेछु मैले।
11: आफ्नो कुरा गर्न थाल्यो होला कान्छी।
10: हामीले तिमीहरूलाई बोलाउनुको कारण एउटा क्लब गठन गरौँ कि भनेर हो।
13: कस्तो क्लब?
11: यस्तो एउटा क्लब जसले चाहिँ बाल विवाह रोक्न सकोस् अनि बाल विवाह हुन नदिनका लागि धेरै कामहरू गर्न सकोस्।
10: त्यस्तो काम हामीले गर्न सक्छौँ त सकात दाई?
11: किन सक्दैनौ, मजाले सकिन्छ।
10: खै हाम्रो कुरा त कसैले खाँदैनौ। त्यही त, हाम्रो कुरा कसले मान्छ र?
11: एक दिन नखालान् दुई दिन नखालान् भनेको भने गरेपछि त मान्नको लागिहाल्छन्।
10: त्यही त।
11: हेर तिमीहरू जतिको किशोर किशोरी लागि पर्यो भने हामी बाल विवाहलाई रोक्न सक्छौँ।
10: दाई भन्न मात्रै सजिलो छ।
11: आमा बुवालाई तिमीहरूको कुरा मान्न समय लाग्ला, तर तिमीहरू जस्तो किशोर किशोरीले त तिमीहरूको कुरा सुन्छन् नि। किशोर किशोरीलाई भागी विवाह गर्नबाट रोक्न मात्रै सक्यौँ भने पनि हामी सफल हुन्छौँ। त्यसको लागि तिमीहरू चाहिँ राजी छौ कि छैनौ त्यो चाहिँ भन त।
14: नमस्ते, म धनपिराबाट हरपल रोशनी रुपिगुना फलको नियमित श्रोता। रुपिगुना फल मन नपर्ने सायद कमै मात्र हुनुहुन्छ होला। अहिले जति पनि युवा साथी हुनुहुन्छ, रुपिगुना फलबाट केही कुरा सिक्नु पनि भएको छ र केही कुरा आफूमा लागू पनि गरिराख्नु भएको छ। अहिले यो जुन रमा र उत्सवको नानी छ पूर्णिमा, उसलाई आँखामा समस्या पनि भइरहेछ। अहिले उत्सव र रमालाई त्यत्तिकै ध्यान दिएको अवस्था पनि छ र त्यही छोरीको लागि आफ्नो फ्यामिलीसँग त्यागेको अवस्था पनि छ। एकदम राम्रो लाग्छ।
15: गत हप्ता सोधिएको प्रश्न थियो, विवेकको रगत जाँच गर्दा के देखिएको छ? यसको सही उत्तर हो एचआईभी। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कास्कीबाट राजकुमार गुरुङ, रुकुमबाट झरना पुन, कञ्चनपुरबाट परमानन्द भट्ट र उदयपुरबाट विपना परियार विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने सबैजनालाई धेरै धेरै धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, कुसुमले प्रदेश स्तरीय कविता प्रतियोगितामा प्रथम भएर कति रुपियाँ पुरस्कार जितेकी छिन्? प्रश्न पुनः एकपटक, कुसुमले प्रदेश स्तरीय कविता प्रतियोगितामा प्रथम भएर कति रुपियाँ पुरस्कार जितेकी छिन्? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 21
2: ल आउनुहोस् बस्नुहोस् यता।
3: मित लगाएको त्यो दिन त म कहिले बिर्सिन्न नि शशि, मलाई त ठुलै चार जस्तै लागेको थियो।
2: मलाई त के न भयो जस्तो डर लागेको थियो। आमाले अरूकै घरमा पठाइदिन लाग्यो हो कि भन्ठानी थिएँ मैले।
4: कति वर्षको हुनुहुन्थ्यो र तपाईँहरू मित लगाउँदा?
3: 7 वर्ष पुरा भएर 8 हिँड्दै थियौँ है नि।
2: हो क्यारे,
4: दुवैजना?
3: अँ, हामी दुवै एकै दिनमा जन्मियो। फेरि सानैदेखि मेरो आमा र मितिनी आमा एकदम मिल्ने साथी रे के।
2: पछिसम्म आउ जाउ भइरहोस् भनेर हामीलाई मितिनी लगाइदिएको रे।
3: त्यसपछि त मेरो मुखैमा मितिनी मात्र आउँथ्यो। घरमा खिर पकाए नि मितिनीलाई लगिदिनु पर्ने, कसैले केही दिए पनि मितिनीलाई देखाउनु पर्ने।
2: बिहा गरेपछि त मितिनीलाई बिर्सिहाल्नु भयो नि मितिनीले। 2-4 दिन बस्ने गरी आउनुहोस् भन्दा पनि नआउने, घरमै आउनु पर्ने है भेट्न।
3: तपाईँको नेत्र दाइले नपठाएपछि के गर्ने त? जान्छु भने त अनि पर्दैन भन्नुभयो।
2: तिनलाई अब म के चाहिन्थ्यो? पहिला पो मेरो मितिनीलाई फकाउनु थियो र कामै नपरी बोल्न आउँथे। भेटौँ न मात्र तिनलाई जाने छु।
4: हेलो, शशि दिदीसँग बाहिर छु क्या, भिडियो गर्न मिल्दैन क्या?
2: ऊ हाम्रो भाइको भिडियो कलको निम्त आयो।
3: कसको
2: के अरे हरी?
4: दिदी नगराउन न।
2: ए तनु तनु, हेर्नु नि जुन बेला पनि त्यही केटीसँग गफ गरिरहन्छ।
4: त्यस्तो होइन के।
2: साँच्ची मितिनी, मैले अनन्तलाई भेटेको थिएँ नि, घर आउँदा एउटै बसमा परेका थियौँ।
4: को हो अनन्त भने?
3: कोही होइन के। ए छोडिदिनुहोस् न मितिनी, अर्काको गफ नगरौँ न है। लुगा सुक्यो होला, बरु म उठाएर आउँछु।
2: तपाईँ बस्नु न मितिनी, म लुगा उठाइदिन्छु, मलाई टोयलेट पनि जान मन लागिरहेछ।
3: ल ल, नसुक्या लुगा चाहिँ डोरीमै छोडिदिनु है।
2: हुन्छ हुन्छ।
3: के हो हरिस, मुसु मुसु हाँस्दै मोबाइल चलाएको छ? तनुको म्यासेज हो?
4: होइन दिदी।
3: अब कुसुम मन पर्न छोड्यो? पहिला त खालि कुसुमको पछि लागेको थियौ त।
4: म मात्र पछि लागेर के गर्ने, उसले चाहिँ वास्तै गर्न छोडी, मलाई त झ्याउ लाग्छ दिदी। त्यही बेलामा तनुले मन पराउँछु भनी मैले पनि यस भन्दे।
3: त्यो तनु त कस्तरी सुर्दी छे, मलाई त मनै पर्दैन। कुसुम जस्तै राम्री गर्लफ्रेन्ड पो गर्लफ्रेन्ड त।
4: राम्री भएर त होला नि घमण्डी भएको, मैले कति पटक मन पराउँछु भने एस पनि नभन्ने, नो पनि नभन्ने, सधैँ उसैको पछि लागिरहन्छ भनेर होला नि भाउ खोजेको। म पनि के कम, उसैलाई देखाउनलाई हो मैले तनुलाई यस भने।
3: हरिस, तिमीले कस्तो कुरा नबुझेको, मुखले यस नो भन्नुपर्छ र? व्यवहार देखेर थाहा भइहाल्छ नि, मलाई त कुसुमले तिमीलाई मन पराउँछ नि जस्तो लाग्छ है।
4: मनमा माया भए त मुखले यस भन्ने के गाह्रो रहेछ दिदी।
3: बरु म कुसुमलाई सम्झाइदिन्छु, तिमीसँग त कुसुम नै सुहाउँछ, त्यो तनुसँग त तिम्रो जोडा त यति पनि मिल्दैन। बरु मै कुरा गरौँला के कुसुमसँग।
4: एउटा कुरा नढाटी भन्नु त इन्दु दिदी, तपाईँ सधैँ कुसुम र मलाई मिलाउन खोज्नुहुन्छ, कुसुम र म नजिक होस् भन्ने चाहनुहुन्छ, किन भन्नु त, केही विशेष कारण छ र?

0: ए विवेक दाई पो,
1: ओ के गर्दै थिइस् भन् त मलाई।
0: ए दाई, त्यस्तो केही पनि होइन के, यसो गीत सुन्दै तरकारी केलाउँदै थिएँ।
1: ढोकाको कब्जै खुस्किने गरी डङ डङ पार्दा नि थाहा नपाउने भनेपछि।
0: दाई पनि अति भन्दिनँ क्या, खासमा हाम्रो घरबेटी बा फेरि भाडा माग्न आएछन् कि जस्तो लागेर क्या।
1: जहाँ पनि यो घरबेटी आतंक चाहिँ छ यार, कहिलेकाहीँ त मुला यिनीहरूकै घर किनेर यिनीहरूलाई भाडामा बसाइदिउँ जस्तो लाग्छ।
0: तपाईँलाई त भाडा तिर्न के टेन्सन हो र, तपाईँलाई त भन्ने बित्तिकै चटनी काठ आइहाल्छ।
1: काठको कुरा मात्रै भन्दा पनि यहाँ आफूले अर्कै टेन्सन भइरहेछ।
0: के भयो दाई त्यस्तो, कि घरबेटी बड्डाले घर चाहिँ बनाउने प्लान गर्यो दाई?
1: चुपलाक, खाली नचाहिने कुरा गर्छ।
0: त्यस्तो के भयो विवेक दाई, कि फेरि किचकिच गरे घरबेटीले?
1: किचकिच मात्रै गरे भए त हुन्थ्यो नि, तर भेट्नु चाहिँ भेट्छ कुन दिन घरबेटीले मजाले मेरो।
0: भनेपछि आज पनि थर्का कि के हो बुढाले?
1: पुरै झगडै गर्न थाले थियो साला तोरी बुढो।
0: अब दाईले पनि उसको छोरीलाई जिस्काइदिनु भयो होला।
1: उसको छोरीको कुरा होइन के यार, तैँले मेरो सानो बाको छोरालाई त चिन्छस् नि।
0: सानो बुबाको छोरा भनेपछि?
1: मसँग हुन्छ नि त्यो दिनेश भन्ने केटो के, चिन्दैनस्?
0: ए अँ अँ, त्यो मोटु दिनेश पसलवाला काकाको छोरा भने होइन?
1: अँ त्यही, मैले अस्ति फोटो खिच्न भनेर त्यसको क्यामरा मागेर ल्याएको थिएँ, आज फेरि बहिनीले घुम्न जान लाछौँ भनेर क्यामरा लिन आएको थिएँ।
0: अनि के भयो त?
1: के भयो भयो नि, त्यो घरबेटी तोरी आएर सधैँ यसरी केटी लिएर आउने, मेरो घरलाई के सम्झेको छ अरे?
0: अनि
1: होइन बुवा, यो मेरो सानीमाको छोरी हो, मेरो बहिनी हो भन्दैछु, बुढो झन् जोसिन्छ यार।
0: लास्टै भएछ त,
1: कहिले साथी बनाएको छ, कहिले बहिनी बनाएको छ, मेरो घरमा यस्तो चल्दैन पो भन्छ त यार। मलाई त त्यही क्यामराले र न न न हुने गरिदिउँ कि जस्तो लागिरहेको थियो।
0: तपाईँको त पुरै इन्टरनेसनल बिल्ला गर्दैछ त बुढाले। त्यो बहिनीले के भन्यो त अनि?
1: के भन्नु, बिचरी घोप्टो मन्टो पारेर सुनिरहे, अनि गए पनि नभनी गए यार। साला तोरी बुढोले गर्नु गर्यो नि आज।
0: दाई पनि अरू बेला मौका मिल्यो कि कोठामै मैयाहरू ल्याइदिने, अनि त्यही सम्झ्यो होला नि।
1: मेरो कोठामा चाहिँ के केटीहरू आउने नहुने, कस्तो कुरा गर्छ यार। जेवानी मोडलु यार, यसो साथी सर्कल त्यो त चलिहाल्छ नि। कम अन यार,
0: के थाहा बुढाले यसो कुराकानी सुनेको थियो कि, अझ साउन्ड इफेक्ट सहित पो सुनेको थियो कि। के थाहा दाई, अब दाईको हबी भने नि जे भने नि कुरो त्यस्तै त्यस्तै हो क्या रे।
1: चुप्लाक मोला, कहिले काहीँ त भइहाल्छ नि, त्यसलाई हल्ला गर्दै हिँड्नुपर्छ त।
0: यति कुरामा त मेरो घरबेटी चाहिँ त्यो उतै हुने यार, यिनलाई घरबाट टाइममा दिनु पऱ्यो बस, अरू केही मतलबै छैन। कोही आओस् कि नआओस् कि, हाँसोस् कि रोस् कि चिच्याओस् कि, एक किसिमले बिन्दास छन्।
1: बरु यसो गरौँ न, त मेरो रुममा बस, म यहाँ बस्छु नि हुन्न।
0: दाईको कुरा नि ठिकै हुन त, तर त्यसो नगरौँ होला दाई, आफ्नो त बाउले खोजिदिएको कोठा हो यो।
1: किन, त पनि यसो सेटिङ मिलाइरहेछस् कि के हो?
0: ए मसँग को छ र सेटिङ मिलाउनलाई, अब त उयो सम्झिने बस्ने।
1: तर त पनि लास्टै गुवाच्छस् यार।
0: किन र दाई?
1: हुन्छ नि यार, मुनु शर्मा पुरै फिदा छ क्यारे, घरबेटी यस्तो देउता छ, यस्तो राम्रो सेटिङ मिलाए बेला यसो हुन्छ नि, सँगै बस्ने, बोलाउने, दुःख सुखको कुरा गर्ने, माया प्रेम।
0: भेट्ने त कुरै नगर हो यार दाई, उसले फोन गर्न त मान्दिन, भेट्दा फोन गर्दा बाउले थाहा पाउँछन् रे, उसँग त च्याटमा मात्रै पुरै भर्चल चलिरहेछ दाई, पीडा छ नि हो दाई पीडा।
1: बाबा कफनान, त कहाँसम्मको छस् पुरै थाहा छ मलाई, मेरो अगाडि साधु बन्न खोज्छ यार, मलाई त थाहै छैन जस्तो।
0: हो क्या दाई, मैले पनि भेटौँ भनेर फेरि कर पनि गरेँ होइन, होस्
1: त मुला पनि मुलै होस् के, त्यो पनि फोक्से।
0: किन र?
1: नभेट्ने भन्ने नि हुन्छ, बरू नमाने यसो कुरो मिलाएर भन्न, बिरामी जस्तो भएर बोलाए पनि हुन्छ।
0: झुट बोलेर
1: बोल्नु पऱ्यो नि सहज तरिकाले नभएपछि, कन्फिडेन्टली झुट बोल्नु पनि एउटा कला हो बुझिस आयुष। हेर आयुष, लाइफमा नि चान्स आएको बेला छोड्नुहुन्न, नत्र पछि पछुतो हुन्छ, उमेरमा नगरेको मस्ती कहिले गर्ने भन् त मलाई।

0: रिपोर्ट ल्याउनु पनि कति ओभर गरे त,
1: कति लामो लाइन रहेछ, उभिँदा उभिँदै। अनि खै त डाक्टर
0: उता वार्डमा जानुभएको छ, एकछिनमा आउनुहुन्छ अरे।
1: यहाँको काम गरेको तालमाल देख्दा पनि के भन्नु र, जता पनि कुर्नै पर्ने, झन् चाँडै निस्कौँ भनेको।
0: अब त समय नलाग्ला नि, यही रिपोर्ट देखाउन बाँकी त हुने उत्सव।
1: रिपोर्ट देखाउन त पहिले डाक्टर पनि आउनु पर्यो होला नि।
0: कति रिसाएको क्या तिमी, अघि डाक्टरसँग पनि त्यस्तै व्यवहार देखायो।
1: अनि सबै कुरा उनीहरूलाई मात्र थाहा भए जस्तो गर्छन् त बा, हामीलाई त केही नै थाहा नभए जस्तो।
0: डाक्टरले नहुने कुरा गरेकै थिएन नि।
1: त्यही त, तिमीलाई त सबै ठिक लाग्ने भइहाल्यो नि, आखिर तिम्रै सपोर्टमा कुरा गरिरहेको थियो अरे डाक्टरले।
0: कस्तो कुरा गर्छौ के तिमी, मेरो ठाउँमा तिमी भा भयो बुझ्थ्यौ यस्तो कुरा।
1: अब हुन्छ नि त, अब म रमा बन्देउला, तिमी उत्सव बन, हुँदैन।
0: खासमा तिमीलाई यहाँ आउनु परेर रिस उठ्या हो, आउने बेला पनि त्यस्तै गयो।
1: यस्तै हुन्छ भनेर हो म आउन नखोजेको पनि।

0: रिपोर्टमा अरू त ठिक रहेछ, तर हेमोग्लोबिनको मात्रा अलिक कम देखिएको छ। त्यसैले तपाईँलाई कमजोर थकित फिल भएको हो, चक्कर आएको हो। त्यसको लागि तपाईँले चाहिने खानाहरू प्रशस्त मात्रामा खानु भएन कि क्या हो?
1: खान त खाएकै छु, त्यस्तो नरुचेको पनि छैन डाक्टर साहब।
0: खाना खाएर मात्रै हुँदैन नि, गर्भावस्थामा साबिकको भन्दा धेरै र पोसिलो खानेकुराहरू खानुपर्छ। तपाईँले खाएको खाना तपाईँ र बच्चा दुवैको लागि हो भन्ने कुरा तपाईँहरूले बुझ्नु पर्यो।
1: हजुर डाक्टर साहब।
0: हरेक बार खाना चार भन्ने सुन्नु भएको छ नि?
2: खै मैले त सुनेको छैन डाक्टर साहब, के हो त्यो भनेको?
0: यस्तो अवस्थामा अन्न, गेडागुडी, फलफूल अनि पशुजन्य खानेकुरालाई दैनिक खानामा समावेश गराउनु पर्छ भन्न खोज्या हो।
2: सबै कुरा सधैँ त भान्सामा पाक्नु पनि पर्यो नि डाक्टर साहब।
0: त्यही भएर त तपाईँले ध्यान दिन पर्यो भनेको। अनि जब पनि गर्नुहुन्छ तपाईँ?
1: गर्छु डाक्टर साहब।
0: काममा कतिको प्रेसर छ?
1: त्यस्तो छैन।
0: धेरै कुराहरू त मैले अघि पनि भनिसके, त्यही हो, यस्तो बेलामा तनाव लिनु भएन, आराम धेरै गर्नु पर्यो, घरका सदस्यले पनि ख्याल गर्नु पर्यो।
2: अब आमा पनि रोगी हुनुहुन्छ, मेरो पनि बिजनेस छ, त्यही त हो नि।
0: त्यसो भनेर हुँदैन है, यस्तो बेलामा श्रीमानको अझ बढी साथ चाहिन्छ। गर्भवती अवस्थामा गरुङ भारीहरू उचाल्नु हुँदैन, अप्ठ्यारो कामहरू नगर्ने, राम्रा कुराहरू गर्ने सुन्ने गर्नुपर्छ, बुझ्नुभयो नि?
1: हजुर डाक्टर साहब।
2: अब हामीले के गर्नुपर्छ त डाक्टर साहब?
0: गर्भ रहेको चौथो, छैटौँ, आठौँ र नवौँ महिनामा कम्तीमा चार पटक चेकअप गराउनु पर्छ। पहिलो पटक नै जचाउनलाई ढिला गर्नुभयो, अब चाहिँ यस्तो नगर्नु होला।
1: आउला भन्दा पनि यत्तिकै भयो डाक्टर साहब।
0: यस्तो हेल्थ चेकलाई गर्न भएन नि, यस्तो गर्नुभयो भने बच्चालाई पनि समस्या देखिन सक्छ। अर्को कुरा, जुनसुकै बेला कुनै समस्या आएमा तुरुन्तै आउनुहोला।
2: अब हामी जाँदा हुन्छ डाक्टर साहब, अहिले हतार थियो।
0: हुन्छ, मैले केही औषधि लेखिदिएको छु, यो चाहिँ नियमित खानुहोला।
1: हुन्छ, हस् डाक्टर साहब।
0: तपाईँलाई एउटा कुरा भन्छु, माइन्ड नगर्नुहोला ल।
2: के कुरा?
0: अघिदेखि तपाईँलाई याद गरिरहेको छु, तपाईँ मेरो कुराहरूलाई खासै वास्ता गरिरहनु भएको छैन। तपाईँ श्रीमती गर्भवती भएकोमा ह्याप्पी हुनुहुन्न हो?
3: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, उत्सवले शुरू गरेको व्यापार के हो? यसको सही उत्तर हो ढावा। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत डडेलधुराबाट सुभाष चन्द्र विश्वकर्मा, दार्चुलाबाट तारा सिंह महर, झापाबाट विवेक खत्री र कञ्चनपुरबाट फुलमाया बोहरा विजेता बन्नु भएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले ₹200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, बड्डाचौरमा कसको विवाह गरिदिने कुरा चलिरहेको छ? प्रश्न फेरि एकपटक, बड्डाचौरमा कसको विवाह गरिदिने कुरा चलिरहेको छ?
4: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2, त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: बे
1: तिमी पानी पिउने हो विवेक? हालिदेऊ
2: हालिदेऊ न, पानी पिउनलाई के होला र?
1: आज त खोकिरहेछौ त, सन्चो छैन कि क्या हो तिमीलाई?
2: होइन, हल्का पिरो परेछ कि त्यही भएर।
1: ए पानी पिउ न, ठिक भइहाल्छ।
2: तिमी अरू के खाने हो?
1: मलाई अब यहाँ मोमो सिद्धाउनै गाह्रो भइरहेछ, अब त केही नखाने। तिमी खाने भए खाऊ न।
2: म पनि नखाने, अचेल मलाई खासै खाना डाइजेस्ट भइरहेको छैन, त्यही भएर होटेल सोटेलको बाहिरको खानेकुरा खानै छोडिदिइसक्यो भने।
1: कन्ट्रोल त मलाई देखाए बेला मात्र होला, बेलुका फेरि नभई नहुने होला होइन?
2: होइन, अचेल त पुरै कन्ट्रोल गरिरहेको छु नि, त्यस्तो केही हुन्न अचेल।
1: ए हो, ल बधाई छ। अनि तिमीले मलाई गिफ्ट ल्याइदिनु भने खै त?
2: ओहो, गिफ्ट त भुसुक्कै बिर्सेछु यार।
1: बुझ्छ
2: रिसाको?
1: केही रिसा छैन, अब अरूले भने भए उति बेलै आउँथ्यो होला, हाम्रो लागि भनेपछि त किन याद हुन्थ्यो?
2: ओहो, गिफ्ट भनेपछि यस्तो पो हुन्छ है?
1: अनि हुँदैन त,
2: त्यही पनि एकपटक तिम्रो ब्यागमा चेक गर नि।
1: मेरो ब्यागमा? मैले गिफ्ट भनेको
2: त्यही त, ब्याग चेक गर न पहिला।
1: वाओ, स्मार्टफोन! थ्याङ्क यू सो मच विवेक।
2: स्वागतम, मन पर्यो?
1: दामी छ, तर तिमी कस्तो बदमास है।
2: किन
1: गिफ्ट ल्याइदिएर पनि ल्याइदिएन भन्ने के?
2: तिम्रो रियाक्सन हेर्न मन लागेर नि।
1: अनि कति बेला राखिदिएको मेरो ब्यागमा तिमीले?
2: अघि तिमी बाथरुम गएको बेला के?
1: कस्तो सरप्राइज मात्र दिन जानेको के, तर तिम्रो यस्तै बानी त मनपर्छ मलाई।
2: ए हो, अरू के मनपर्छ नि तिमीलाई मेरो?
1: सबै कुरामा मन पर्दछ हो।
2: सबै भन्नाले?
1: स्टाइलिस छौ, माया पनि गर्न जानेको छौ, अनि अलिअलि गफ पनि लाउन जानेछौ तिमीले।
2: गफ दिएको त होइन नि?
1: होइन, ओपनली कुरा गर्छौ, त्यो पनि मलाई मनपर्छ।
2: हो र?
1: म आफू पनि त ओपन छु नि, त्यही भएर होला मलाई त्यस्तै मान्छे मनपर्छ।
2: मलाई पनि तिमी ओपन भएर कुरा गरेकै मनपर्छ के बिन्ता।
1: खासमा म तिमीलाई पहिलेदेखि मन पराउँथे नि विवेक, तिमीले कहिले नोटिस गरेका थियौ?
2: होइन होला, तिमीले मन पराउने भए मैले प्रपोज गर्नु पर्थ्यो त।
1: अनि छोरी मान्छेले आफै प्रपोज गर्नु त, अलिअलि त आफै पनि बुझ्नु पर्यो नि।
2: प्रपोजै नगरे पनि हल्का हिन्ट्स दिएको भए मलाई भइहाल्थ्यो नि।
1: दिन्थ्यो त, तिमीले मलाई भालै दिँदैनथ्यौ, तर तिम्रो त्यो सरला अनि त्यो मोडलको बारेमा सुन्दा यस्तो रिस उठ्थ्यो नि मलाई।
2: अनि मैले के गरेको थिएँ र? उनीहरू आफै रिलेसनमा बस्न खोज्नेलाई म के गर्नु? त्यसमा मेरो केही दोष थियो र? भन त
1: विवेक, पहिला जे जस्तो भयो नि अब त त्यस्तो हुन्न नि।
2: म त्यस्तो खालको केटा होइन कि विनिता।
1: अब चाहिँ कतै कसैसँग हिँडेको थाहा पाएँ भने नि मैले जाने छु फेरि।
2: के गर्छु?
1: के गर्छु भन्ने त त्यति बेलै थाहा होला, लगेर कोठामा उल्दिन्छु।
2: ए, कसको कोठामा उल्दिन्छौ त? आफ्नै कि अरूकोमा?
1: मेरो कोठामा उल्दिन्छु नि, अरूकोमा किन उल्दिउँ?
2: ए हो, त्यसो भए त जानी जानी भए पनि एउटा गल्ती चाहिँ गर्नुपर्छ क्या? तिम्रो कोठामा जानलाई भए पनि एउटा गल्ती चाहिँ गर्नुपर्ने भयो।
1: तिमी मेरो कोठामा जानलाई नि केही गल्ती गर्नु पर्दैन, मलाई बस मिठो माया गरी पुग्छ।

0: गरेको यता नाली छ काखमा नानी छ कस्तो कच्याक्क पारेको होला मान्छे झन्नै लडेन छ्या
1: म त लडिन च्याप्पै टेक्दिन मैले
2: अरे शिव जानी जानी कसैले लडाउँछ त भने टक्कलाएर नयाँ बाइक छ हात बानी परिसकेको छैन अब अलिअलि घाँचो खोच्छ त भइहाल्छ नि भने चेचिहाल्नुपर्छ तिमीहरूलाई ओहो नयाँ बाइक
1: हाम्रो बाबाको नयाँ बाइक हेर्नु त अङ्कल
2: ए हो ल बधाई छ है उत्सव रमा दुवैलाई प्रगति त एकदम राम्रो भइरहेछ
0: धन्यवाद
2: दाई प्रगति भन्दा पनि छोराको करले नक्किनी नहुने भएर हो जगत
3: छोराको कर कि बाउको आफ्नै रहर हो
2: त्यस्तो हाँस्यै होइन अब साथीहरूले टक्कलाएर आफ्नो बाबासँग बाइकमा चढेर स्कुल जान्छन् म मात्र हिँडेर भने गर्न थाल्यो अनि त आफूलाई पनि अब दौड धुप गरिनु पर्ने हामीले हो दाई रमा त्यो लड्डु निकाल त रमा
3: लड्डु पनि छ
4: आम्दानी 98,000 रुपियाँ छोराले भन्यो भन्दैमा भोलि हवाईजहाज किन्न सक्छ
0: दाई यी मिठाई
3: ए धन्यवाद बहिनी हेत्तेरिका आँगनको झार पछि गोड्नु होला कि आन्टी मिठाई खान आउनु न पहिला यता
4: खान्न तिमीहरू नै खाओ त्यत्रो त्यत्रो पैसा भटभटेमा खर्च गर्नुभन्दा खुरुक्क रिमतिरै हुन्थेन मुखा लाउने मार छैन नाइटोमा लाउने मुन्द्री गफ्न पत्का
2: अरे कमसे कम आज एक दिन त अँध्यार मुख नलाइदिनुहोस् आमा बाइक किनेर आँगनमा पाइलट टेक्न पाएको छैन गालीको वर्षा सुरु त भइसक्यो
4: कसैलाई गाली गरेकी छैन मैले के भनेदेखि देखेका कुरा भन्द्या हो
2: देख्न त अब हिजो उत्सवका गोजीमा कौडी रुपियाँ नहुँदा पनि आमाका लागि गुनु ल्याइदिएको पनि देखेकै हुनुपर्ने हो त्यति बेला त भयो छोरा यो पैसा ऋण तिर्न काम लाग्ला भनेको कहिले सुनेन त
3: फेरि सुरु भयो आमा छोराको
0: भयो उत्सव भयो कि नबाज न आमासँग बोल्नु दिउँ उहाँलाई बाबु सन्देश हिँड माथि हामी माथि जाउँ
3: पछिल्लो समयमा छ नि उत्सव तिम्रो प्रगति देखेर एकदमै खुसी लाग्छ ढाबाबाट पनि राम्रै आम्दानी भइरहेछ कुखुराबाट पनि राम्रै भइरहेको रहेछ बच्चाहरूमा पनि राम्रै सुधार देखिरहेको छु मैले त
2: धन्यवाद दाई टक्क लाएर यो सबै कुरामा दाईको चाहिँ ठुलो योगदान छ है दाई न त घरबाटै त्यसमा पनि अभिभावकबाटै असहयोग भएको मान्छेलाई यतिका हुन गाह्रै हुन्छ नि दाई
4: मेरो सहयोग नभइदिए कुन ठाउँमा भाँडा माझ्दै हुन्थे ठुला कुरा नगर आमा हुँ आमाको मानमनि त राख्न सिक
2: आमाले पनि आमा हुँ भन्ने बाटो राखिदिए हुन्थ्यो नि त जति बेला पनि खेदो पाइलो खन्डिरहने किन त
3: भयो भयो उत्सव भयो नगराउ के अब उहाँलाई आफ्नो बुझाइ नै सही हो भन्ने लाग्नु स्वाभाविक हो कि उत्सव अब तिमीले सही र गलत छुट्याएर अघि बढ्ने हो अब बढी नै रहेछौ सही निर्णय लिइरहेछौ र त सही नतिजा पाइरहेछौ नि
2: धन्यवाद दाई
3: बरु सुन न भोलि त्यो बाउसम्मको बारेमा एउटा बैठक गर्नु थियो पालिकाको अध्यक्षसँग
2: ए
3: तिमी पनि भइदिए मलाई कुरा गर्न एकदम सजिलो हुन्थ्यो
2: भोलि नै त म अलि भ्याउन होला हौ दाई
3: ए हो र तिम्रो त्यस्तो खासै इमर्जेन्सी होइन भने क्यान्सल गरे हुँदैन र भने
4: बल्ल तल ग्रह दशा पूजा गरिदिने एकजना जान्नेसँग पालो पाइएछ भोलि त हुन्न है जगत बाबु
2: होइन के को ग्रह दशा पूजा हो फेरि को जान्ने हो कति पटक जाने ग्रह पूजा गर्न भ्याउँदिनमा भोलि मेरो अरू नै काम छ
4: होइन यो केटाको होस सुधी सबै हराए कि के हो अस्ति मैले तसँग भनी ओरी त्यो जान्नेलाई पूजाको लागि 5,000 बहिना पनि दिइसकेँ यी अस्तिको भन्दा पनि ठुला जान्ने हुन् काला जादु समेत फुकाउन सक्ने
2: काला जादु होस् कि सेता जादु म र रमा त भोलि अन्त्यतिर जानु छ अब उसै पनि मैले तपाईँलाई कहिले ग्रह पूर्ण जान्छु भनेको छु र अब भ्याइ जाउँला भने मात्र न हो भ्याएन त मैले के गर्ने
4: अरू कुरा थाहा छैन भोलि मसँग गइनस् भने 5,000 हर्जाना सहित 10,000 तिर्नुपर्छ तैले बुझिस्
2: आमाको कुरा सुन्दा पनि उत्सव हजुर दाई
3: यो शान्तिनो कुराले अन्टीको मती फिर्ता होला जस्तो मानिनँ है मैले अचेल त झन्झन कडा हुँदै जान थाल्नु भएको छ त यो अन्धविश्वासको कुरामा
2: खै दाई ऊ त्यहाँ धारा पर्थ्यो र तेल दलेको अङ्गार दलेको कपाल बेरेको एउटा ढुङ्गे नै भेटेको थिएँ मैले यो घरमा छोडी सुख पाउला जस्तो छैन मैले
4: के गर्नुभयो तपाईँले
5: के गरेँ र
4: मैले तपाईँलाई बारी नखन्नु भने होइन
5: ए नकारा न प्रेम कुमारी यति खन्दैमा त के नै होला र?
0: त्यही त, अस्ति त्यस्तै भनेर दाउरा चिर्दा दम बढेर कति गाह्रो भएको थियो भन्नु त। छोड्दिनु म गर्छु, तपाईँ बरु खाने ठाउँमा कोदो छर्नु।
5: आफू चाहिँ कति न बलियो भयो कि जस्ति, अलिकति काम गर्न हुन्न, रातभरि आया आया भनेर सुत्न दिन्न।
0: जे भने पनि तपाईँभन्दा त बलियो नै छु है, उमेरमा पनि तपाईँभन्दा सानै छु। तपाईँ पो
5: ए, तैँले मलाई बुढो भन्न खोजे कि?
0: बुढो नभए तरुनु त, 55 काट्न लागि सक्नुभयो।
5: उमेरले बुढो भए पनि मनले त अझै जवानै छु बुझिस्, उस्तै परे त भन्दा राम्री अर्की भित्राइदिन सक्छु।
0: ल ल भो, बढी कुरा गर्नु पर्दैन, तपाईँको भाग्य राम्रो रहेछ र पो मलाई पाउनु भयो, नत्र अनुहार त तपाईँको कसैले पत्याउने खालको छैन है।
5: के भएको छ र मेरो अनुहारलाई? उमेरमा सबैले चेत्रात त भुवन केसी जस्तै छ भन्थे। हेर न, पत्याउँदिन पक हो कि होइन अहिले थाहा पाउलिस। जागी सर।
6: हजुर, चेत्रात दाई।
5: एकपटक यता आउनु त।
6: मुख्य कुरो नमस्कार गरे है दाई भाउजू।
5: नमस्कार सर। नमस्कार। ल सर, एउटा कुरा भनिदिनु पर्यो।
6: के कुरा होला?
5: म उमेरमा कस्तो थिएँ भनिदिनुहोस् त सर। सबैले मलाई भुवन केसी जस्तो भन्थे भने पत्याउने नै होइन बा।
6: अब त्यो कुरा त मलाई भन्दा बढी भाउजूलाई नै थाहा होला नि, मुख्य कुरा होइन त भाउजू?
0: मैले पनि त्यही त भने नि सर, अब भर्खर भर्खर चिने मान्छे हो र, बिहे गरेकै 32-33 वर्ष भइसक्यो।
5: अब तँलाई के थाहा?
0: यो बुढो के नचाहिने कुरा गरेर पैसा होला, खुरुक्क काम नगरेर। अब बरु म खान्छु, तपाईँको त छर्दै आउनु।
6: दाई भाउजूको जोडी चाहिँ मान्नै पर्छ है, मुख्य कुरो काम र झगडा दुबै बाँडी छुडी गर्ने।
5: अब यसलाई मसँग झगडा नगरी खाकै पर्दैन सर, होइन प्रेम कुमारी? साँच्ची जाँगी सर कता पो जाँदै हुनुहुन्थ्यो कुन्नी, मैले यत्तिकै अल्मलाई दिएँ।
6: होइन, त्यही तल्लो गाउँसम्म जाउँ भनेर, त्यहाँको एकजना विद्यार्थी फेरि स्कुल आउन खोज्दैछिन्, यसैका लागि उसको बुवा आमासँग कुरा गरौँ भनेर।
5: को सर?
6: फडिन्द्र छैनन्? हो, तिनैकी छोरी।
5: ए, त्यसको त बिहे भइसकेको थियो होइन र सर?
6: बिहे गरेर पोइ खाडीतिर लागेछ, घर खान गाह्रो भयो भनेर माइत आएर बसेकी छे बिचारी। केटकेटी मान्छे आफूभन्दा ठुलो जिम्मेवारी कसरी उठाओ?
0: त्यही त,
6: अहिले फेरि पढ्छु भन्दैछ, अब आमाबाउ चाहिँ मानेर हिँड्छन्, अब एकचोटि आएर सम्झाइदिनु न सर भन्दै थिए, त्यही भएर यसो जान्ला। एउटा कुरा थाहा छ तपाईँहरूलाई?
5: के कुरा सर?
6: स्कुल पढ्दा पढ्दै बिचैमा विभिन्न कारणले छोडेका 3 विद्यार्थी पनि फेरि पढ्छ भनेर आएका छन् नि।
5: हो र सर?
6: यो सबै किन भयो थाहा छ तपाईँहरूलाई?
0: अब हामी त के जान्नु र सर?
6: यो सबै कुसुमको कारणले भएको,
5: हाम्री कान्छीको कारणले।
6: हो त।
0: होइन, के भन्नुभएको तपाईँले, मैले त कुरो बुझिनँ है।
6: मुख्य कुरो कुसुमले अरूको कुरा नसुनी आफ्नो पढ्ने इच्छालाई नत्यागी जुन आँट गरी त्यो देखेर पनि हो।
0: ए
6: ल है दाई भाउ, कुसुमको यो आँटलाई चाहिँ मान्नै पर्छ, एक पटक बाटो बिराए पनि आफ्नो भविष्य बिग्रिन दिन।
5: हामीलाई त कुसुमले असाध्यै ठुलो गल्ती गरी, हरिशसँग बिहे गर्न नमानेर आफ्नै खुट्टामा बन्चरोले हानी भन्ने लागेको थियो। त्यसो भए सर, कुसुमले जे गरिरहेछ सही नै गरिरहेछ त।
7: नमस्कार, मनिषा बुधवार दैलेखबाट। मलाई यो कार्यक्रम सुन्नु एकदमै मनपर्छ। यो कार्यक्रम सुन्दा 2 भयो, नाटकमा सबैभन्दा धेरै मनपर्ने पात्र कुसुम जगत र सौगात हुन्। कुसुमको नाटक सुन्न र बुझ्नलाई सरल र सहज स्थानीय भाषा र नेपाली भाषाको मिश्रण गरेको पाइन्छ। सानै उमेरमा विवाह गर्नु हुँदैन, पढ्नुपर्छ, लेख्नुपर्छ भनेर यस कथाको सन्देश दिन खोजिएको छ। जगतको विचारमा समाजको झगडाले होइन, मेलमिलापले आदर्श सुन्दर बन्छ भन्ने धारणा रहेको छ। यस कथा जनचेतनामूलक कथा रहेको छ, त्यसैले यो कार्यक्रमलाई अझै धेरै समय दिनुहोला।
8: गत हप्ता सोधिएको प्रश्न थियो, यौन दुर्व्यवहारको बारेमा चुप लागेर बस्नु सही हो कि गलत? यसको सही उत्तर हो गलत। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कञ्चनपुरबाट अविनाश राणा, स्याङ्जाबाट राजु नेपाली, बाजुराबाट दीपशिखा शाह र मोरङबाट उर्मिला राजवंशी विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने सबैजनालाई धेरै धेरै धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, प्रदेश र संघीय तहको निर्वाचन कहिले हुँदैछ? प्रश्न पुनः एकपटक, प्रदेश र संघीय तहको निर्वाचन कहिले हुँदैछ? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: एन्जना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तोता इन्द्र सराखड्का।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। एन्टेना फाउन्डेशनको प्रस्तुति नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार यही समयमा विभिन्न विषयमा छलफल गर्ने गर्दछौ। हामी हाम्रो दोस्रो पर्व तिहारको पूर्व सन्ध्यामा छौं, सँगै चुनावी माहौलमा पनि यतिखेर हामी छौं। गाउँघर जताततै शहर बजारमा पनि अहिले चुनावी रौनक छ। चिया पसलदेखि चौतारीसम्म पनि चुनावकै गफ हुन थालेका छन्। विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरू पनि यति बेला जनताको घर दैलोमा मत माग्न व्यस्त छन्। हामी पनि नेपाल चौतारीमा निर्वाचनसँग सम्बन्धित विविध विषयमा छलफल गर्दै आइरहेका छौं।
2: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना एफएनबाट पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारी ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल बान्सँगको सहकार्यमा तयार भएको हो। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका पनि कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। यदि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013457 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्ना विचार लेख्न सक्नुहुन्छ।
1: निर्वाचनको मिति तोक्नेदेखि लिएर सुरक्षा प्रबन्ध मिलाउने, निर्वाचनको अनुगमनदेखि निर्वाचनलाई कसरी निष्पक्ष रूपमा सम्पन्न गर्ने भन्ने मुख्य काम निर्वाचन आयोगको हो। अब मंगसिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुन 30 दिन मात्र बाँकी छ। आजसम्म निर्वाचन आयोगले के तयारी सक्यो र कस्तो तयारी भइरहेको छ र कस्तो तयारी गरिरहेको छ, आज हामी नेपाल चौतारीमा निर्वाचनको तयारीका विषयमा छलफल गर्छौं। छलफलका लागि हामीसँग हुनुहुन्छ निर्वाचन आयोगका उपसचिव लक्ष्मी शर्मा। लक्ष्मीज्यू, यहाँलाई स्वागत छ।
3: धन्यवाद म्याडम, नमस्कार।
1: आराम हुनुहुन्छ?
3: हजुर, ठिकै छ।
1: अहिले त निर्वाचन आयोगलाई एकदमै, जुन यो अहिले पर्व आउँदैछ दीपावली, त्योभन्दा पनि एकदमै बढी व्यस्तता होला है निर्वाचन आयोगमा। अनि निर्वाचन आयोगको तयारीका विषयमा हामी आज कुराकानी गर्दैछौ। त्योभन्दा पहिले चाहिँ निर्वाचन आयोगले निर्वाचनको लागि गर्ने मुख्य कामहरू चाहिँ के हो, यसको बारेमा सबैलाई थाहा पाउने गरेर भनिदिनुहोस् न।
3: अब आगामी प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सञ्चालन गर्नको लागि विभिन्न कार्यहरू गर्नुपर्ने हुन्छ। जस्तै अब सामग्री व्यवस्थापन, सुरक्षा व्यवस्थापन, अनुगमन पर्यवेक्षणका लगायतका कुराहरू, त्यसपछि निर्देशिका, कार्यविधि, कानूनको निर्माण, त्यसै गरी अन्य जनशक्तिको व्यवस्थापन लगायतका विभिन्न विषयहरूमा आयोगले तयारी गर्नुपर्ने हुन्छ।
1: भनेपछि अहिले आयोग यसै काममा ओरिफेरीमा होइन, यो यही काममा व्यस्त रहेको छ। हजुर, अनि अहिलेसम्म यो तयारीको कुरा गर्दा के काम सकियो त निर्वाचन आयोगले निर्वाचनका लागि?
3: अब यो निर्वाचन सामग्रीको सन्दर्भमा कुरा गर्नुपर्दा, निर्वाचन सामग्रीहरू हामीले 81 प्रकारको सामग्रीहरू खरिद गर्नुपर्ने, व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यसको लागि 15 प्रकारका सामग्रीहरू निर्वाचन कार्यालयहरूबाट नै खरिद गरी त्यसको व्यवस्थापन गर्ने जिम्मेवारी निर्वाचन कार्यालयलाई दिएको छ भने, अन्य त्यसभन्दा बाहेकको अन्य सामग्रीहरू आयोगले आफैले खरिद गरी, खरिदको प्रक्रिया बमोजिम नै खरिद गरी व्यवस्थापन गर्ने कार्य गरिरहेको छ। अनि निर्वाचन सामग्रीहरू केही मात्रामा भइसकेको छ भने केही मात्रामा बाँकी नै छ। र मतपत्र सन्दर्भ, मतपत्रको
1: यो यहाँनिर मैले, हजुर यहाँनिर मैले रोके, जुन यो सामग्रीको कुरा गर्नुभयो 81 प्रकारको, त्यो सामग्री भनेको कस्तो कस्तो सामग्री हुन्छ?
3: सामग्री भनेको मतदानमा प्रयोग हुने खालका, जस्तो सियो, धागो, बोरा, प्लास्टिक, कार्डहरू, त्यसपछि मतदाता परिचय पत्र, मतपत्रहरू, मतपेटिकाहरू, रुलर, स्केल, अब यी विभिन्न प्रकारका पढेरै सुनाउनु पर्ने।
1: होइन होइन, ठिक छ ठिक छ, यस्ता किसिमका, हजुर,
3: यस्ता किसिमका सामग्रीहरू जुन मतदानहरूमा प्रयोग गरिने, जस्तै डोरीहरू मतदान निर्माणका लागि, होइन,
1: हजुर,
3: मतगणना स्थलको लागि चाहिने सामग्रीहरू, मतदानको लागि चाहिने सामग्रीहरू, निर्वाचन कार्यालयहरूलाई चाहिने सामग्रीहरू, निर्वाचन अधिकृतमा कार्यालयले प्रयोग गर्ने सामग्रीहरू,
1: यी सामग्रीहरू, हजुर, यी सामग्रीहरू निर्वाचन आयोगले ढुवानी मतलब ल्याएर होइन विभिन्न मतदान स्थलमा
3: पुर्याउने,
1: खरिद गरेर,
3: खरिद गरेर निर्वाचन आयोगले निर्वाचन कार्यालयमा पुर्याउने र निर्वाचन कार्यालयहरूले निर्वाचन प्याकिङ गरेर निर्वाचन अधिकृतको कार्यालयसम्म पुर्याउने र निर्वाचन अधिकृत कार्यालय र निर्वाचन कार्यालयको समन्वयमा मतदान केन्द्रमा पुर्याउने जिम्मेवारी आयोगको रहनेछ।
1: हजुर हजुर, अब अरू अरू अरू तयारी चाहिँ
3: अब अनि त्यस अन्य सामग्रीहरूको सन्दर्भमा त्यस्तो हुन्छ भने जस्तै मतपत्रको सन्दर्भमा आयोगले मतपत्र छपाई भइसकेपछि सिधै ढुवानी गरेर निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृतलाई नै बुझाउने गरी मतपत्र चाहिँ निर्वाचन अधिकृतलाई नै बुझाउने, अन्य सामग्रीहरू निर्वाचन कार्यालय मार्फत बुझाउने गर्ने गरेको
1: छ। हजुर, अनि यो मतपत्र छपाईको काम चाहिँ के भइरहेको छ, सुरु सकियो कि अथवा?
3: मतपत्र छपाईको सम्बन्धमा समानुपातिक तर्फको मतपत्रको छपाई सकिएको छ भने त्यसको ढुवानी चाहिँ प्रदेश दुई तिन चारवटा प्रदेश नम्बर एक मधेस प्रदेश बागमती प्रदेश र गण्डकी प्रदेशमा ढुवानी भइरहेको छ। छपाईको काम सकिएको छ भने यता अर्को पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको मतपत्रको छपाईको काम 44 जिल्लाको मतपत्रको छपाई भइसकेको छ भने यसको ढुवानी कार्य सुरु भएको छ।
1: हजुर, जुन यो मतपत्र ढुवानीको कामको कुरा गर्नुभयो नि, त्यो ढुवानी चाहिँ कसरी हुन्छ, त्यसको लागि सुरक्षा व्यवस्था चाहिँ कस्तो पारेको हुन्छ, अथवा कसरी त्यो टाढा टाढाको ठाउँमा कसरी पुर्याइन्छ?
3: त्यसलाई चाहिँ हामीले अब साई नेपाली सेनाको सेनाको गाडी मार्फत नै ढुवानी गरिन्छ र त्यहाँ हाम्रा केही कर्मचारीहरू एक दुईजना मात्रै बस्नुहुन्छ। सेनाले नै सम्बन्धित निर्वाचन क्षेत्रको कार्यालयमा लगेर नै ढुवानी गर्ने गरेको छ र मतपत्रको छपाई चाहिँ अहिले जनशिक्षा सामग्री केन्द्रमा भइरहेको छ। त्यहाँबाट प्याकिङ गरेर हाम्रो कर्मचारीहरूले प्याकिङ गर्नुहुन्छ अनि त्यो प्याकिङ गरेको सामग्रीहरूलाई प्याकेजिङ अब ठुलो ठुलो प्याकमा प्याक गरेर सम्बन्धित निर्वाचन क्षेत्रमा अब कुन कुन क्षेत्रमा हुनुहुन्छ सम्बन्धित मतपत्र सम्बन्धित निर्वाचन क्षेत्रमा पुर्याउने जिम्मेवारी चाहिँ नेपाली सेनाको
1: गाडीले गरिरहेको छ। भनेपछि अहिलेसम्मको तयारी अनुसार राम्रै भइरहेको छ, त्यस्तो कतै ठाउँमा केही त्यस्तो समस्या केही भएको छैन?
3: अहिले त्यस्तो बीचमा केही समस्या देखा परेको छैन।
1: हजुर, अनि अरू काम चाहिँ निर्वाचन यो मतपत्र मत ढुवानी भन्दा अरू काम चाहिँ के गरिरहेको छ अहिलेसम्म?
3: अन्य सामग्रीहरू त अब जस्तै यो निर्देशिका कार्यविधिहरूको प्रकाशन हाम्रो निर्माण भइसक्यो, प्रकाशन पनि भइसक्यो र हामीले निर्वाचन अधिकृतहरू मुख्य निर्वाचन अधिकृतको तालिममा पनि पुर्याइसक्यौँ र कार्यालयहरूलाई पनि वितरण गरिसकेको अवस्था छ। र त्यसभन्दा अन्य सामग्रीहरू हामीले कार्यालयमा केही आधा सामग्री चाहिँ कार्यालयमा पुगिसकेको अवस्था छ भने केही चाहिँ पुर्याउने तयारीमै छ।
1: हजुर, अब यो मतदान स्थलमा अथवा तपाईँहरूको यो जुन खटिने कर्मचारीहरू छन् नि, उनी कर्मचारीहरूलाई कस्तो एक मतदान केन्द्रमा कस्तो कर्मचारी अथवा कतिजना कर्मचारी खटाउँछ, कर्मचारी व्यवस्थापनको काम चाहिँ कसरी भइरहेको छ?
3: अब जनशक्ति व्यवस्थापनको काम चाहिँ अब आयोगले निर्वाचन कार्यालयहरूले जिल्ला स्थित सरकारी निकायहरूबाट सरकारी निकाय र विश्वविद्यालय विद्यालयका शिक्षकहरू कर्मचारी तथा शिक्षकहरूको विवरण निर्वाचनमा खटिन सक्ने र खटिन नसकिने कर्मचारीको विवरण माग गर्ने, त्यसलाई एकीकृत रूपमा विवरण तयार गरिसकेपछि त्यहाँ जिल्ला सुरक्षा व्यवस्था जिल्ला जनशक्ति व्यवस्थापन समिति छ एउटा सिडिओको अध्यक्षतामा रहेको छ त्यो समिति चाहिँ त्यो समितिमा हाम्रो साथी निर्वाचन कार्यालयका साथीहरूले एकीकृत रूपमा विवरण तयार गरेर त्यहाँ समिति समक्ष पेश गर्नुहुन्छ र समितिले त्यो कर्मचारीहरूको विवरणलाई स्वीकृत गरी निर्वाचन मुख्य निर्वाचन अधिकृतलाई बुझाउनुहुन्छ र मुख्य निर्वाचन अधिकृतले प्रमुख जिल्ला अधिकारी निर्वाचन अधिकारी र निर्वाचन अधिकृतसँग समन्वय गरी अनि त्यसपछि उहाँहरूलाई मुख्य निर्वाचन अधिकृतबाट निर्वाचन अधिकृतहरूलाई कर्मचारीको विवरण पेश गरिन्छ र निर्वाचन अधिकृतहरूले आफ्नो मतदान केन्द्रमा जस्तै 9 जनाको दरले र 250 जनासम्म मतदाता भएको र 350 भन्दा यस्तो क्याटेगोराइज गरिएको छ, त्यो अनुसार हाम्रो जनशक्ति व्यवस्थापन निर्देशकमा तोकिएको छ, त्यो तोकिए प्रमोजिमका कर्मचारीहरू निर्वाचन अधिकृतले खटाउनुहुन्छ।
1: भनेपछि एउटा मतदान केन्द्रमा चाहिँ कतिजना कर्मचारीहरू खटिन्छन्?
3: 9 जना कर्मचारीहरू खटिने व्यवस्था रहेको छ,
1: अधिकृत लगायत होइन पर्यवेक्षकहरू होला।
3: हजुर। त्यसमा चाहिँ मुख्य निर्वाचन मतदान केन्द्रको लागि म चाहिँ यसो हेर्ने भन्नुभयो मतदान केन्द्रमा मतदान अधिकृत लगायत सहायक मतदान अधिकृत अनि सहायक कर्मचारीहरू त्यसपछि सहयोगी कर्मचारी स्वयंसेवक गरेर नौजनाको कर्मचारीहरू
1: एउटा मतदान केन्द्रमा नौजना कर्मचारीहरू निर्वाचन आयोगले खटाउँछ।
3: हजुर
1: हजुर। अब यो जहिले पनि निर्वाचन तयारीका क्रममा जहिले पनि बहसको रूपमा आइराख्ने एउटा कुरो के हो भने मतदाता शिक्षाको कुरा आउँछ होइन। अब जहिले पनि नागरिकहरूले मतदाताहरूले भनौँ न मतदान कसरी गर्ने भन्ने तरिका पनि धेरैलाई थाहा हुँदैन। धेरैलाई मतपत्र कसरी यो स्वस्तिक छाप कहाँ हान्ने होइन अनि कसरी पट्याउने भन्ने पनि थाहा हुँदैन। यसको लागि यो निर्वाचन आयोगले मतदाता शिक्षाको लागि के गरिरहेको छ?
3: यो मतदाता शिक्षा सम्बन्धमा निर्वाचन आयोगले चाहिँ विभिन्न तीन चारवटा कार्यहरू गर्ने गर्दछ। जस्तै एउटा घर दैलो कार्यक्रम, अर्को अब निर्वाचनको अब अडियो भिजुअल यो पब्लिक एनाउन्समेन्टहरूको लगायतका ती चिजहरू सामग्रीको उत्पादन अडियो भिडियो सामग्रीहरू, त्यसपछि गएर ती सामग्रीहरूलाई प्रसारण गर्ने र अनि त्यसपछि गएर अर्को एउटा रेडियो टेलिभिजन मार्फत सिधै प्रसारण गर्ने खालका यी चार पाँचवटा गतिविधिहरू चाहिँ आयोगले गर्ने गरेको छ। र यसपटक पनि यो घर दैलो कार्यक्रमको लागि मुलुकभरका 753 पालिकामा यो आयोगले स्थानीय तहको सहयोग र समन्वयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने कार्य गर्दैछ। र यसको लागि चाहिँ अहिले आयोगबाट गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरिएको अवस्था छ हालसम्म। र यसको लागि अब 753 पालिकामा त्यहाँ प्रत्येक वडामा एक एकजना महिला स्वास्थ्य स्वयंसेविकालाई त्यहाँको त्यो निर्वाचन सम्पर्क व्यक्ति स्वयंसेविका तोकेर उहाँ मार्फत चाहिँ निर्वाचन सामग्रीहरू देखाएर अनि मतदान गर्ने तरिकाहरू सिकाएर पट्टा प्रसादका सामग्री पुरस्कारहरू देखाएर उहाँहरू मार्फत चाहिँ सिकाउने गरिन्छ। र हाम्रो निर्वाचन कार्यालयबाट एकजना सम्पर्क व्यक्ति नासु स्तरको कर्मचारीलाई समन्वयकर्ता तोकिएको छ, उहाँले चाहिँ उहाँलाई त्यसरी चाहिँ गर्नुहुन्छ। र हाम्रो उहाँको समन्वयकर्तालाई फेरि आयोगले ट्रेनिङ दिएर यस्तो यस्तो गरी सिकाउनु होला भनेर चाहिँ आयोगले तालिम पनि सञ्चालन गरिसकेको छ। हिजो र अस्ति चाहिँ त्यही किसिमको तालिमहरू सञ्चालन भएका थिए।
1: हजुर। भनेपछि अहिलेसम्म यो तालिम चाहिँ सकियो, सिकाउने काम चाहिँ सुरु भएको छैन हो?
3: छैन छैन, यो चाहिँ अब 15 दिनको लागि गर्ने भन्ने तयारी छ। अब यो त्यो पूर्व तयारीमा छौँ हामी, अब बल्ल पत्राचार भइरहेछ, त्यसपछि सहयोग र समन्वयमा गर्नुपर्ने भएकोले।
1: अब जहिले पनि हामी हाम्रो बानी चाहिँ के छ भने पहिले बिस्तारै हामी समय छ भोलि गरौँला भन्ने हुन्छ। जब समय आउँछ समय नै पुग्दैन होइन, हतार हुन्छ। अब यो 15 दिन 30 दिन मात्र छ अहिलेसम्म पनि, अब मतदाताहरूलाई कसरी चुनावमा भोट हाल्ने भन्ने चाहिँ सिकाइएको छैन। स्थानीय तहको चुनावको कुरा गर्दा पनि कति मत बदर भएको थियो होइन, यसले गर्दा यो समयमै यस्तो मतदाता शिक्षा कार्यक्रमहरू सञ्चालन नगर्दाखेरि चाहिँ मत बदर हुने अवस्था चाहिँ झन् कतिको पाइन्छ? अन्त तपाईँले त अब निर्वाचन आयोगमै बसेर काम गरिराख्नु भएको अथवा देखिराख्नु भएको योभन्दा अगाडिको चुनावको अनुभव पनि होला।
3: हजुर, यो बदर हुने मतदाता शिक्षाको अभावमा अवश्य पनि मतपत्र बदर हुने अवस्था रहन्छ नै। अब त्यसमा पनि यसमा यो स्थानीय तहको अहिले गएको स्थानीय तह निर्वाचन 2079 सम्बन्धमा कुरा गर्दा एउटै मतपत्रमा 6 प्रकारका मतपत्र जोडिएर 7 मतपत्र एउटै पन्नामा भएको अवस्था थियो भने यसपटक छुट्टा छुट्टै 4 प्रकारका छुट्टा छुट्टै मतपत्र हुने भएकोले र एउटा मात्र निर्वाचन चिन्हमा स्वस्तिक छाप लगाउने अवस्था रहेको हुँदा त्यति धेरै बदर हुन सक्ने अवस्था देखिँदैन। स्थानीय तहको जस्तो जटिल मतपत्र छैन अहिले। र अनि स्थानीय तहमा के थियो भने धेरै निर्वाचन चिन्हहरू राख्नुपर्ने अवस्था थियो भने अहिले जतिजना उम्मेद्वार हुनुहुन्छ त्यति मात्रै चिन्ह रहने र जति दलले भाग लिनुभएको छ त्यति मात्रै चिन्ह रहने भएको कारणले त्यति धेरै बदर नहोला कि भन्ने हाम्रो
1: आशा हो है। हजुर, यहाँले भन्नुभयो भिडियो मार्फत पनि अब सामाजिक सञ्जालमा पनि मतदाता शिक्षा कसरी मतदान गर्ने भन्ने पनि निर्वाचन आयोगले काम गरिराखेको छ भन्नुभयो होइन। यो चाहिँ कसरी गरिरहेको छ, कुन अब यो भिडियो कुन वेबसाइटमा राखिन्छ, कसरी नागरिकहरूले अथवा मतदाताहरूले हेर्न पाउँछ?
3: यो आयोगको फेसबुक पेजमा चाहिँ राखिन्छ र यो आयोगमा एउटा सामाजिक सञ्जाल र यो प्रेस काउन्सिलको अफिस पनि त्यहाँ बसिराखेको छ। त्यसमा सामाजिक सञ्जालमा सामाजिक सञ्जाल प्रयोग गर्ने साथीहरूले हाम्रो ती भिडियो अडियोहरूलाई अपलोड गर्ने अब सही किसिमले त्यो देखाउन सकिन्छ सकिँदैन, प्रचार प्रसार गर्न सकिन्छ कि सकिँदैन भन्ने सन्दर्भमा पनि उहाँहरू सचेत नै हुनुहुन्छ। उहाँ पनि त्यो टिमले नै काम गरिरहेको अवस्था छ। जति उत्पादनका सामग्रीहरू पनि हामीले विभिन्न निकायहरूसँग विभिन्न व्यक्तिहरूसँग एमओयु गरेर यस्तो खालको चाहिँ भिडियो अडियोहरू बनाइदियोस् भनेर हामीले ती सामग्रीहरूलाई उत्पादन पनि गरिराखेको छौँ।
1: उत्पादन गरेर वेबसाइटमा राख्ने काम
3: उत्पादन गर्ने हजुर त्यो एउटा उत्पादनको विषय रह्यो भने अर्को त्यो उत्पादित सामग्रीहरूलाई फेरि प्रकाशन र प्रसारण गर्ने एउटा छापा सामग्रीहरू ब्रोसर पर्चा पम्पलेटहरू कुराहरू भयो भने अर्को चाहिँ भिडियो अडियो प्रदर्शनका कुरा।
1: यो यहाँहरूले जुन स्थानीय तहको गत वैशाख 30 गते भएको स्थानीय तहको चुनावमा चाहिँ मतदाता शिक्षा कार्यक्रम घर दैलोमा गर्नु भएन होइन, घर दैलोमा नगर्दा चुनाव बदर के भन्छ मत बढी बदर भएको भन्ने कुराले चाहिँ तपाईँहरूले त्यसको पाठ सिक्दै अहिले चाहिँ घर दैलो गरिराख्नु भएको हो कि खासमा के हो?
3: अवश्य भने वास्तवमै अब त्यो मतदाता शिक्षाको कमी भएको भन्ने सबैतिरबाट गुनासा आएकोले हामीले निर्वाचन अनुगमन समीक्षा गर्दा पनि मतदाता शिक्षा नै सिकाइएन, पहिला पहिला घर दैलो कार्यक्रम गर्ने र आयोगले विभिन्न कर्मचारीहरू खटाएर गर्ने गरेको यसबाट हामीले चाहिँ मतपत्रमा कसरी छाप लगाउने र कुन कुन अवस्थामा कसरी लगाउने कहाँ कहाँ लगाउने कसरी लगाउने भन्ने विषयमा जानकारी भएन भन्ने सबैतिरबाट व्यापक गुनासा आएको हुनाले यसपटक चाहिँ हामीले घर दैलो कार्यक्रमलाई पनि स्थानीय तहको समन्वय र सहयोगमा गर्ने भनेर आयोग लिने
1: गर्छ। हजुर, अहिलेसम्मको चुनावी तयारी गरिराख्दा चाहिँ निर्वाचन आयोगलाई त्यस्तो समस्या अथवा चुनौती आएको सबैभन्दा मुख्य विषय भनेको के हो, के कस्ता चुनौतीहरू आइरहेका छन्?
3: अब यसमा चाहिँ अब त्यस्तो चुनौती नै त नभनौ, अब केही विषयमा चाहिँ अब कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा जस्तै सुरक्षा व्यवस्थापनका कुराहरू छन्। अब मतदान केन्द्रहरू धेरै ठाउँमा अब कहिले अनधिकृत रूपमा कब्जा हुने अब विभिन्न घटनाहरू घट्ने अब हामीले स्थानीय तहको अवस्थामा निर्वाचनको अवस्थामा पनि देखिरहेका थियौँ होइन, ती मतदान केन्द्रहरूको पहिचान गरेर यहाँ कसरी त्यसलाई सुरक्षा व्यवस्थापन त्यसको रणनीति कस्तो बनाउने भन्ने सन्दर्भमा यहाँ सुरक्षा आयोगले सुरक्षा उच्चस्तरीय सुरक्षा समितिको बैठक पनि दुईपटक गरिसकेको छ र यो उच्चस्तरीय सुरक्षा समितिमा चाहिँ माननीय निर्वाचन आयोगको समयमा गृह मन्त्रालय रक्षा मन्त्रालय राष्ट्रिय अनुसन्धान विभागका महानिदेशकहरू प्रमुखजीवहरू त्यसपछि सुरक्षा निकायका तिनवटै सुरक्षा निकायका प्रमुखहरू बसेर एउटा कमिटी गठन त भइ नै सकेको छ। त्यसको बैठक बसेर कसरी आगामी निर्वाचनलाई सुरक्षित बनाउने भन्ने सन्दर्भमा पनि छलफल भएको थियो र उहाँहरूले चाहिँ सुरक्षा कार्य योजना पनि तयार गर्नुभएको छ। त्यो विषयमा पनि केही समयमा छलफल पनि भएको थियो दोस्रो बैठकले र आगामी बैठकमा चाहिँ त्यसको पूर्ण रूपमा त्यसलाई तयार गर्ने भन्ने सन्दर्भमा पनि छलफल भइरहेको छ।
1: हजुर, यो सुरक्षाको कुराकानी गरिराख्दा अब अति संवेदनशील मतदान स्थल पनि तपाईँहरूले छुट्याउनुहुन्छ होइन, नेपालमा चाहिँ त्यस्ता अति संवेदनशील मतदान स्थल कहाँ कहाँ कति कति छन् र ती त्यसलाई कसरी कुन आधारमा अति संवेदनशील भनेर छुट्याएको छ?
3: यसलाई चाहिँ ठ्याक्कै यो ठाउँभन्दा पनि अब विगतका अनुभवहरूलाई लिएर अब कहाँ कहाँ कस्ता कस्ता मतदाताहरू रहेका छन् कस्ता कस्ता व्यक्तिहरू उम्मेद्वार भएका छन् होइन त्यहाँ मतदान स्थलहरू कस्तो अवस्थामा कस्तो ठाउँमा रहेका छन् भन्ने विषयलाई नै यसलाई चाहिँ मुख्य आधार दिन सकिन्छ र उहाँले चाहिँ यो खास गरी सुरक्षा निकायको दृष्टिकोणबाट नै हेर्नुपर्ने हुन्छ। उहाँहरूले नै यो चाहिँ अति संवेदनशील छ यो संवेदनशील छ यो चाहिँ सामान्य छ भन्ने खालको क्याटेगोरी चाहिँ उहाँहरूले नै गर्नुहुन्छ र त्यसपछि हामीहरूलाई यस्तो गर्नुपर्ने हुन्छ भनेर समन्वय र सहकार्यमा चाहिँ कार्य गर्नु उहाँहरूले कार्ययोजना बनाइराख्नु भएको छ। अनि संवेदनशीलमा कसरी जाने र सामान्यमा यति रास्ता पनि पुग्ने भन्ने अब जनशक्ति व्यवस्थापनका कुराहरू सामग्री व्यवस्थापनका कुराहरू नै रहन्छन्।
1: हजुर, अब यो निर्वाचन आयोगमा अहिले चाहिँ सबैभन्दा मुख्य सबैभन्दा धेरै कुरा सुनिएको भने आचार संहिता तपाईँहरूले लागू पनि गरिराख्नु भएको छ तर आचार संहिता उल्लङ्घनका घटनाहरू पनि एकदमै भइरहेको हामीले देख्न पाउँछौँ होइन, खासमा चाहिँ आचार संहिता उल्लङ्घन ठूला दलबाटै पनि भएको पाइएको छ, यसको बारेमा निर्वाचन आयोगले के गरिरहेको छ?
3: अब यो आचार संहिता असोज 12 गतेबाट नेपाल निर्वाचन आयोगले लागू गरिसकेको छ, यो राजपत्र पनि आइसकेको छ विषय हो र यो सबैलाई थाहा पनि जानकारी पनि छ। हामीले निर्वाचन आचार संहिता निर्माणको क्रममा पनि राजनीतिक दलहरूलाई बोलाएर हामी छलफल कार्यक्रम पनि गऱ्यौँ, उहाँहरूको समन्वयमा नै उहाँको राय सुझावलाई सङ्कलन गरेर नै हामी तयार गऱ्यौँ लागू पनि गऱ्यौँ र अहिले आचार संहितामा भएका विषय बाहेक विपरीत कार्यहरू चाहिँ गर्न पाइँदैन, यो सबैलाई थाहा भएकै विषय हो। र पनि यो उल्लङ्घनका घटनाहरू चाहिँ अब बारम्बार यसपटक मात्रै नभएर विगतका अनुभवहरू पनि अब त्यस्तै देखिन्छन् र उल्लङ्घनका भइरहेका छन्। अझ हामीले जुनसुकै माध्यमबाट प्राप्त भएका उजुरीहरू, पत्र पत्रिकामा देखिएका कुराहरू, सामाजिक सञ्जालमा भेटेका कुराहरूदेखि लिएर उजुरी, सम्पूर्ण उजुरीहरूलाई हामीले के कसो भएको हो यो विषयमा यस्तो देखिएको भनेर हामीले चाहिँ स्पष्टीकरण सोध्ने काम भइरहेको छ अहिले। अब आयोगले त्यसरी सोधी स्पष्टीकरण सोधेको छ। अब स्पष्टीकरणको जवाफ प्राप्त भइसकेपछि त्यस पछाडि अनि थप कारवाहीको प्रक्रिया अगाडि।
1: हजुर, यो तपाईँहरूले स्पष्टीकरण सोधेको कति दिनभित्र चाहिँ जवाफ पेश गरिसक्नुपर्ने हुन्छ, अथवा त्यो दिनभित्र जवाफ पेश गरिएन भने चाहिँ के हुन्छ?
3: अब स्पष्टीकरणलाई त खासै त्यसरी अब 3 दिनभित्र वा 7 दिनभित्र हामीले केही कहिले काहीँ तोकेरै पनि भन्नुपर्ने हुन्छ भने कहिले चाहिँ स्पष्टीकरण मात्रै मागिएको हुन्छ र त्यो स्पष्टीकरण सोधिएको अवधिभित्र नै खास गरी दिनुपर्ने हुन्छ र धेरैले चाहिँ स्पष्टीकरण सोधेको मितिभित्र नै जवाफ दिएको अवस्था थियो पहिला। अहिले पनि केही मात्रामा 38 उजुरीहरूको चाहिँ हामीले स्पष्टीकरण सोध्ने गरेको छ, त्यसमा पनि 29 जवाफ आइसकेको अवस्था छ। जवाफ चाहिँ आउन नै आउँछ, समयमा नै आएको पाइन्छ।
1: हजुर, त तपाईँहरूले जुन स्पष्टीकरण सोध्नुहुन्छ त्यो स्पष्टीकरण चाहिँ तपाईँहरूले सोध्नु भएको समयभित्रमै आइपुग्छ भनेपछि त अब ठूला राजनीतिक दलहरू पनि अहिले चाहिँ आचार संहिता उल्लङ्घन गर्नेको मुख्यमा परेको छन् नि है?
3: हजुर,
1: कसरी उहाँहरूले आचार संहिता उल्लङ्घन गरिरहेका छन्?
3: अब यो आचार संहिता उल्लङ्घन, अब यो सामाजिक सञ्जालको चाहिँ अलिकति जटिल पनि रहेछ अनि हामीले चाहिँ यसमा के कसो भएको भन्ने सन्दर्भमा अब हामीलाई अब यो कसरी भयो हामीलाई थाहा छैन भन्ने खालका नै अब जवाफ आउने गरेको पाइन्छ। यो उहाँहरूलाई जानकारी नभएर त होइन नै होला, अब यो कसरी भएको छ यो विषयमा चाहिँ गम्भीर रूपले नै आयोगले हेर्नुपर्ने।
1: हजुर, अब सामाजिक सञ्जाल पनि यतिखेर मुख्य चुनौती बनेको हो, मतलब त्यो यस्तो चुनावको बेलामा चाहिँ गलत सूचनाहरू सार्वजनिक हुने, होइन, भ्रमहरू, नभएका कुराहरू बढी छ्यापछ्याप्ती आउने, यो सामाजिक सञ्जालको निगरानीका लागि चाहिँ आयोगले के गरिरहेको छ?
3: यहाँ चाहिँ अब हामीले सामाजिक सञ्जालको निगरानीको लागि एउटा विज्ञ सम्मिलित टिम गठन भएको छ। त्यो टिम चाहिँ हाम्रै आयोगमै बसेर त्यो सामाजिक सञ्जाललाई स्पेसल रूपमा हेर्ने त्यो टिमले चाहिँ हेरिरहेको छ र त्यही टिमले यस्तो हेरेर अनि प्राप्त भएका सामाजिक सञ्जालका विषयहरूमा पनि हामीले सोध्ने गरेको छौँ र अब त्यो अलिकति त्यसमा च्यालेन्जिङ नै हुँदो रहेछ। अब यो विषयहरू के विभिन्न विषयहरूलाई जोडेर पनि देखाउन सकिने, होइन, अब कहिले काहीँको भिडियो फेरि अर्को समयमा ल्याएर देखाइदिने, यस्तो यस्तो विषयहरू पनि त्यसमा हुँदा रहेछन्। अनि त्यसमा चाहिँ यो आचार संहितामा दुष्प्रचार, मिथ्या सूचना, होइन, त्यसपछि द्वेषपूर्ण अभिव्यक्ति, यस्ता यस्ता विषयहरूले पनि अलिकति निर्वाचनलाई दूषित बनाउने काम गर्दो रहेछ।
1: र भनेपछि यसको लागि विज्ञहरूको छुट्टी टोली गठन गरेर सामाजिक सञ्जाललाई कसरी निगरानी गर्ने भन्ने काम पनि निर्वाचन आयोगले गरिरहेको छ। हजुर, तपाईँ अहिले विविध विचारको मदानी नेपाल चौतारी सुनिरहनु भएको छ। यो कार्यक्रम अहिले एन्टेना फाउन्डेशन नेपालको फेसबुक पेजमा हेर्न सक्नुहुन्छ भने देशभरका विभिन्न रेडियोबाट एकैसाथ सुनिरहनु भएको छ। नेपाल चौतारीमा आज हामी निर्वाचन आयोगले निर्वाचनको तयारी कसरी गरिरहेको छ भन्ने विषयमा निर्वाचन आयोगका उपसचिव लक्ष्मी शर्मासँग निर्वाचनको तयारीका विषयमा कुराकानी गरिरहेका छौं।
4: तपाईँ अहिले एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ। हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660134567 र 9801575008। यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन। साथै तपाईँ अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ।
1: हजुर, हामी निर्वाचन आयोगले निर्वाचनको तयारी कसरी गरिरहेको छ, के गरिरहेको छ भन्ने विषयमा कुराकानी गरिरहेका छौं। तपाईँ पनि आफ्ना प्रश्न जिज्ञासा आजका अतिथिलाई राख्न चाहनुहुन्छ भने तपाईँले फोन गर्न सक्नुहुनेछ। हामीले त्यसका लागि नम्बरहरू अगाडि भनिसकेका छौं। हजुर लक्ष्मीजी, अब यो निर्वाचन तयारीको कुरा जहिले पनि गरिराख्दाखेरि चाहिँ, होइन, सबैभन्दा निर्वाचन आयोगले गर्नै पर्ने एकदमै चुनावको पूर्व सन्ध्यामा कामहरू अरू चाहिँ के हुन् तयारीको कुरा गर्दा?
3: तयारीको कुरा मैले अघि पनि बताइसकेँ हजुरलाई, जस्तै जनशक्ति व्यवस्थापन, सामग्री व्यवस्थापन, त्यसपछि अब सुरक्षा व्यवस्थापन लगायत अब यो मतदाता शिक्षा, यी विभिन्न कुराहरू चाहिँ खास गरी यिनै कुराहरूमा नै गर्नुपर्ने देखिन्छ।
1: हजुर, अहिलेसम्म अब गर्नै पर्ने मतलब अब सुरु त सबै काम गरिसक्नु भएको होला, अब गर्न सुरु गर्नै बाँकी रहेको कामहरू चाहिँ कसरी हुँदैछ, के कुराहरू चाहिँ यो आयोगले तयारी गर्न बाँकी रहेको छ?
3: बाँकी भन्नाले ठ्याक्कै त्यस्तो त केही छैन, अब सुरु त सबै कार्यहरू सुरु नै भइसक्यो। अब जस्तै मतदाता शिक्षाको विषय मैले हजुरलाई अघि नै सूचित गराइसकेँ, अब त्यो मतदाता शिक्षा कार्यक्रम चाहिँ सुरु भइसकेको छैन र यो पूर्व सन्ध्यामा छ, सन्ध्यामा नै रहेको छ। अन्य चाहिँ अन्य कामहरू जस्तै अब कार्यविधि निर्देशिका र यी कानुन निर्माणका कामहरू प्रकाशन, यसलाई तयार गरिकन प्रकाशन भइसकेको छ भने अब वितरण गर्ने अवस्थामा रहेको छ। अन्य विषयहरूमा त तयारी नै भएको जस्तो मलाई लाग्छ।
1: हजुर, यो कानुन निर्माणको अलिकति कुराकानी गरौँ होइन, निर्वाचनताका अथवा निर्वाचन अगाडि निर्वाचन पछाडि चाहिँ निर्वाचन आयोगले कस्ता कस्ता कानुनहरू बनाउँछ र कसरी यो प्रकाशन गर्छ?
3: राम्रो प्रश्न सोध्नु भएर पनि, अब यो निर्वाचनको सन्दर्भमा सबभन्दा मुख्य कुरा त पहिला निर्वाचन आचार संहिता चाहियो। अब निर्वाचन आचार संहिता, अब पुरानो आचार संहिताहरूलाई चाहिँ केही न केही समय परिस्थिति अनुसार चाहिँ हामीले त्यसलाई समय अनुकूल बनाउनै पर्ने हुन्छ। त्यसमा केही रिभ्यू गरेर पुराना फिडब्याकहरूलाई लिएर हामीले अहिलेको सन्दर्भमा कसरी अगाडि बढ्ने भन्ने विषयहरूलाई लिएर चाहिँ एउटा निर्वाचन आचार संहिताको पुनरावलोकन गरेर निर्माण गर्नुपर्ने हुन्छ। दोस्रो चाहिँ अब हाम्रा निर्वाचन निर्देशिकाहरू, जस्तै मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतहरू, निर्वाचन अधिकारीहरूले, अब आयोगले समेत सबैले प्रयोग गर्ने खालका यी अहिलेको निर्वाचनलाई नै जोडेर एउटा प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, जनशक्ति व्यवस्थापन निर्देशिका, पर्यवेक्षण निर्देशिका, अनुगमन निर्देशिका, त्यस्तै गरी अब समानुपातिक तर्फका निर्वाचन निर्देशिकाहरू, त्यस्तै अब अर्को आर्थिक व्यवस्थापन निर्देशिका, अनि त्यसपछि अनुगमन निर्देशिका, त्यसपछि कसुर तथा सजायका यी ऐन अनुसारका विषयहरूलाई समेट्नको लागि त्यसको निर्देशिकाहरू, त्यसपछि अब मतदान निर्देशिका, खास गरी मतदान अधिकृतले विशेष गरी प्रयोग गर्ने चाहिँ मतदान निर्देशिका, अनि मतगणना स्थलमा प्रयोग गरिने, मतगणनाको समयमा क्रम प्रयोग गर्ने चाहिँ निर्वाचन अधिकृतले प्रयोग गर्नको लागि चाहिँ मतगणना निर्देशिका लगायतका यी विभिन्न, अब जस्तै निर्वाचन आचार संहितामा उल्लेख भएका विषयलाई पनि कसरी सरलीकरण गरेर कार्य गर्ने भन्ने सन्दर्भलाई लिएर चाहिँ निर्वाचन आचार संहिता कार्यान्वयन कार्यविधिहरू लगायतका विषयमा तयारी गर्नको लागि हामी चाहिँ कार्यविधि निर्माण गरियो भने, निर्देशिकाहरू जारी गरियो भने यसबाट सहज हुन्छ भन्ने किसिमले चाहिँ निर्देशिका तयार गरिन्छ र निर्देशिकामा ऐन नियमका कुराहरू पनि जारी गरेर सरल किसिमले कसको के भूमिका हुने र कसरी गर्ने भन्ने सन्दर्भमा त्यसलाई स्टेप स्टेप वाइज चाहिँ
1: भइसकेको छ। यो तपाईँहरूले निर्माण गर्ने कानुन, यो जुन अहिले कुरा गर्नुभयो नि, यो भनेको निर्वाचन समय अवधिको भरको लागि अथवा यो मत परिणाम नआइसकुन्जेलसम्मको लागि होला है?
3: हजुर, अब यसै निर्वाचनको, जस्तै अहिले पटनी सभा तथा पटनी सभा सदस्य निर्वाचनको सन्दर्भमा हामीले यी यति कानुनहरूको निर्माण गरियो भने, यसभन्दा अघि जस्तै स्थानीय तह निर्वाचनको लागि पनि स्थानीय तह निर्वाचन निर्देशिकाहरू, त्यति बेला तत्काल चाहिने निर्देशिकाहरू त्यसरी नै निर्माण
1: गरियो।
3: यो बेला बेलामा गर्नुपर्ने हुन्छ, प्रत्येक निर्वाचनलाई लक्षित गरेर बनाउनु पर्ने।
1: हजुर, यो अनुगमनको कुरा यहाँले अघि गर्नुभएको छ, अनुगमन समिति पनि गठन गर्नुभएको छ है, गरिएको छ निर्वाचन आयोगले। यो अनुगमन गठन गरेको टोलीले चाहिँ के कुराको अनुगमन गर्छ, कसरी गर्छ, स्थानीय तहसम्म चाहिँ गाउँ ग्रामीण स्तरसम्मको कुरालाई चाहिँ कसरी अनुगमन गर्छ?
3: अब यसमा चाहिँ निर्वाचन आचार संहिता कार्यान्वयन भयो कि भएन, पालना भयो कि भएन भन्ने सन्दर्भमा चाहिँ निर्वाचन आचार संहिता केन्द्रीय अनुगमन समिति एउटा छ भने, जिल्ला स्तरमा जिल्ला आचार संहिता अनुगमन समिति रहेको छ र यही समितिले नै फेरि यता निर्वाचन अनुगमन भनेको अन्य प्रचार प्रसारका कार्यहरू, त्यसपछि मतदानका विषय, मतगणनाका विषय, अन्य विषय, सम्पूर्ण विषयहरूमा प्रचार प्रसारका विषय खास गरी मुख्य चाहिँ त्योलाई चाहिँ अनुगमन निर्देशिकाबाट पनि गाइडेड हुन्छ र ती समिति चाहिँ एउटै समितिले त्यो दुवै प्रकारको निर्वाचन आचार संहिता पनि, प्रचार प्रसारका पनि, मतदान लगायतका अन्य सम्पूर्ण विषयमा अनुगमन गर्न चाहिँ केन्द्रीय स्तरमा एउटा केन्द्रीय आचार संहिता अनुगमन समिति रहेको छ भने जिल्ला स्तरमा जिल्ला आचार संहिता अनुगमन समिति रहेको छ र केन्द्रीय स्तरमा माननीय निर्वाचन आयुक्तज्यूको संयोजकत्वमा गठन भएको छ विभिन्न निकायहरूको रहेको छ भने जिल्लामा के अरे जिल्लामा चाहिँ मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी निर्वाचन अधिकारी र अन्य सुरक्षा निकायका प्रमुखहरू पनि त्यसपछि गएर प्रमुख कोष तथा लेखा नियन्त्रण कार्यालयको प्रमुखलाई पनि त्यसमा सदस्यमा राखिएको छ र यी समितिहरूले त्यहाँ गर्नुहुन्छ र फेरि अहिले हामीले चाहिँ अहिले हालसालै चाहिँ अनुगमन अधिकृतको रूपमा चाहिँ आचार संहितामा नेपाल सरकार वा प्रदेश सरकारको अधिकृत स्तरको कर्मचारीलाई आयोगले खटाउने र खटाएको कर्मचारीले नै अनुगमन अधिकृत रूपमा काम गर्नुपर्ने व्यवस्था तोकिएको थियो भने अब आयोगले निर्णय गरेर प्रमुख कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखलाई अनुगमन अधिकृतको रूपमा अहिले हालसालै खटाएको छ र उहाँहरूले चाहिँ जिल्ला स्तरको अन्य अनुगमन गर्ने अधिकारी छुट्टै उहाँहरूले गर्नुहुन्छ भने समिति चाहिँ मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा रहेको छ त्यो समितिमा पनि कसैले जो कसैले पनि उजुरी दिन सक्नुहुन्छ भने समिति आफैले पनि सक्रिय भएर अब अनुगमन गर्न सक्ने अवस्था जिल्लामा रहेको छ भने केन्द्रमा केन्द्रीय समितिले हेरिरहेको अवस्था छ।
1: हजुर, यो अनुगमनका क्रममा जस्तै निर्वाचन आचार संहिताकै कुराकानी गर्न गर्दाखेरि चाहिँ एउटा नागरिकले पनि आचार संहिता उल्लङ्घन गर्न चाहिँ सक्छ होइन, यो आचार संहिता नागरिकले कसरी उजुरी गर्न मतलब कसरी उल्लङ्घन गर्न सक्छ र उजुरी गरेको अथवा अरूलाई उल्लङ्घन गरेको देखेमा पनि चाहिँ उसले कसरी उजुरी गर्न सक्छ?
3: सही प्रश्न उठाउनुभयो। त्यसले चाहिँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पनि दिन सक्छ, हाम्रो निर्वाचन कार्यालयमा पनि दिन सक्ने हुन्छ र अब आयोगमा अब नजिकै भएको मतदाता के अरे व्यक्तिहरूले चाहिँ आम नागरिकहरूले आयोगमा पनि दिन सक्नुहुन्छ भने एउटा हाम्रो सूचना संकलनको लागि आयोगमा एउटा टोल फ्री नम्बर कल सेन्टर भनौँ न 1103 पनि कल गरेर उहाँहरूलाई सूचना दिन सकिन्छ र त्यो सूचनाबाट पनि हामीले चाहिँ अब त्यहाँ के कसो भएको भनेर हामीले फेरि त्यहाँबाट अन्य अनुगमनकर्ता अनुगमन अधिकृतलाई पनि हामी निर्देश दिन सक्छौँ र यसरी जहाँ जुनसुकै कार्यालयमा मुख्य निर्वाचन अधिकारीले निर्वाचन अधिकारीले निर्वाचन कार्यालय र आयोग र अनुगमन अधिकृत कार्यालयमा पनि अनुगमन अधिकृत समक्ष पनि उजुरी दिन सकिने व्यवस्था रहेको छ।
1: हजुर, नागरिकले चाहिँ एउटा सामान्य मतदाताले निर्वाचन आचार संहिताको उल्लङ्घन चाहिँ कसरी गर्छ? उसलाई जबकि उसलाई आफैलाई पनि थाहा हुँदैन यो आचार संहिता हो कि होइन भन्ने त प्राय मतदाताहरूलाई थाहा हुँदैन नि त, नागरिकले गर्न सक्ने मतदाताले गर्न सक्ने उल्लङ्घन भनेको कस्तो कस्तो हुन्छ?
3: यो अहिले चाहिँ एकदमै जनमानसमा एकदम झुकिने खालको के छ भने अरू कसैले चाहिँ अब सबैले पालना गर्नुपर्ने आचरणमा के छ भने कसैको पक्ष विपक्षमा त्यो मत माग्न नहुने होइन, सामाजिक सञ्जालमा राखिएको विषयहरूमा लाइक ट्याग सेयर केही गर्न नमिल्ने भन्ने छ भने यहाँ चाहिँ अब हाम्रो हामी चाहिँ यति अभ्यस्त भइसकेका छौँ कि त्यस अब हामी सामाजिक सञ्जालमा लाइक गर्ने कमेन्ट गर्ने अब सेयर गर्ने ट्याग गर्ने त हाम्रो अब बानी हेबिट नै भइसकेको छ, त्यो हामी चाहिँ हेर्दै नहेरिकन सरसर्ती अब जे देखे पनि लाइक गर्ने बानीले पनि एउटा चाहिँ त्यतातिर समस्या आएको छ, त्यो उल्लङ्घन भएको छ कि। त्यसपछि दोस्रो चाहिँ उहाँहरूले अब यो आचार संहितामा के कुराहरू चाहिँ मैले गर्नु हुँदैन त भन्ने यो आचार संहिताको कुराहरूलाई नजानेर पनि उहाँहरूले गर्नुभएको हुन्छ। जस्तै प्रचार प्रसारमा कसरी प्रचार प्रसार गर्ने, कस गर्ने कसको नगर्ने, हामीले के गर्नुहुन्छ के गर्नु हुँदैन भन्ने विषयको जानकारी नहुँदा नै धेरै मतदाताहरूले के अरे धेरै नागरिकहरूले यसरी उल्लङ्घन भएको देखिएको छ।
1: हजुर,
3: खास गरी सामाजिक सञ्जालमा बढी समस्या छ।
1: हजुर, यो अब जानी नजानी यो जानी जानी भन्दा पनि नजानी नजानी तरिकाले चाहिँ उल्लङ्घन भइरहेको छ होइन। अब यस्तो अवस्थामा चाहिँ मतदातालाई जानकार बनाउन यस्ता यस्ता विषयमा यी गर्न हुँदैन यो गर्न पाउँछ भनेर चाहिँ यो घर दैलो भन्दा बाहेक अरू अरू के कसरी भइरहेको छ, उहाँलाई जानकारी दिने काम चाहिँ कसरी भयो?
3: अब यो निर्वाचन आचार संहिताको सम्बन्धमा हामीले चाहिँ प्रदेश स्तरीय अब तालिम जुन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई दिएको तालिममा पनि हामीले यसको एउटा क्लास नै राखेर हामीले सबैलाई यो विषयमा सूचना दियो जानकारी गराइयो त उहाँहरू त अवेरनेस नै भएको व्यक्ति हुनुहुन्छ, तर उहाँहरूले चाहिँ फेरि मतदान अधिकृत मतगणनामा खटिने कर्मचारीहरू त्यसपछि मतदानमा खटिने अन्य कर्मचारीहरूलाई पनि ट्रेनिङ दिन सक्नुहुन्छ सूचना दिन सक्नुहुन्छ भन्ने हिसाबले पनि हामीले उहाँलाई ट्रेनिङ दियो र अन्य विषयमा हामीले आयोगको वेबसाइटमा राखेका छौँ आचार संहिताको पालना गरौँ यसो गरौँ भनेर हामीले फेरि यो अडियो पनि अब सुनिराखेकै छौँ हामीले होइन। त्यस्ता विषयहरूमा अब आयोगबाट त्यति धेरै कार्यक्रमहरू यो निर्वाचन आचार संहितालाई स्पेसल गरेर नै अहिले त्यति धेरै राखिएको जस्तो लाग्दैन मलाई, यो जिल्ला निर्वाचन हाम्रो कार्यालयहरूबाट चाहिँ भइराखेकै छ।
1: हजुर, अब यो स्थानीय तहको मत जुन चुनावको बेला मतगणना मत परिणाम सार्वजनिक गर्न पनि कति भनौँ न धेरै महिना करिब करिब महिनै दिन जति लाग्यो होइन। अब अहिले चाहिँ समयमै सम्पन्न मत परिणाम पनि समयमै निकाल्न अथवा यो स्थानीय तहका जस्ता त्यस्ता विभिन्न किसिमका घटनाहरू नहोस् भन्नको लागि निर्वाचन आयोगले पूर्व तयारी चाहिँ के गरिरहेको छ?
3: अब यसको सन्दर्भमा अब सुरक्षा व्यवस्थापन नै ठुलो एउटा ठुलो मुख्य पार्ट हुन्छ यसमा। यो मतगणनाको लागि चाहिँ होइन सुरक्षा व्यवस्थापन भयो भने त्यस पछाडि भित्र अब जनशक्ति व्यवस्थापनको कुरा हो। अब टिम गठन गरेर अब निर्वाचन अधिकृतले मुख्य निर्वाचन अधिकृतहरूले आफूले ल्याएका मतपेटिकाहरूमा रहेका मतपेटिकाहरू टिम गठन गरेर छुट्टा छुट्टै टिम गठन गरेर जति सक्दो छिटो त्यो स्थानीय तहमा ढिलाइ हुनको मुख्य कारण चाहिँ एउटै मतपत्रमा विभिन्न छाप अब यो छ सातवटा छापहरू हेर्नुपर्ने तलदेखि माथि विभिन्न लहरका हुने भएको कारणले पनि समय बढी लागेको हो त्यसमा। र अब अहिले यसपटकमा हामीले चाहिँ त्योभन्दा धेरै छिटो हुने जस्तो देखिन्छ। किन भन्दा एउटा मतपत्र धेरै ठुलो पनि नहुने र एउटा चित्र मात्र हेर्नुपर्ने भएकोले त्यो अलिक छिटो केही स्थानीयको भन्दा केही छिटो हुन्छ भन्ने हामीले लागेको छ र आएको पनि त्यही अनुसारको जनशक्तिको तयारी
1: गरिरहेको। स्थानीय तहको मतपत्र र अहिलेको मतपत्रमा चाहिँ कस्तो फरक हुन्छ? जस्तै अब स्थानीय तहको मतपत्रमा चाहिँ आयोगमा सिफा दल दर्ता नभएका चिन्हहरू पनि राख्दा पनि अब कतिपय नागरिकहरू झुक्किएको भन्ने चाहिँ थियो, अहिले चाहिँ कति कसरी राखिएको छ त्यो मतपत्र चाहिँ?
3: अहिले अहिले मतपत्रमा त्यस्तो झुक्किने अवस्था छैन। किन भन्दा यो प्रत्यक्षतर्फ यो पहिले हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको जुन मतपत्रहरू छन् त्यो जति उम्मेद्वार छन् त्यति मात्रै निर्वाचन चिन्हहरू रहेको हुनाले उहाँहरू झुक्किने अवस्था छैन। यो चिन्हमा मतदान गरौँ भनेपछि उहाँहरू एउटा चिन्ह खोज्ने र एउटा मात्र छाप लगाउने, त्यो हुँदाखेरि एउटा मतपत्रमा एउटा छाप लगाउने हुँदा गणना गर्न पनि सजिलो, एउटा मात्रै छाप हेरेपछि पुग्यो। अब स्थानीय तहमा के थियो भने एउटामा सातवटा चिन्ह हेर्नु पनि त्यो पनि तलदेखि माथिसम्म हेर्नु पर्ने। अब गाउँपालिका के अरे पालिकाको प्रमुख अनि उप प्रमुख त्यसपछि वडा अध्यक्ष वडा सदस्य दलित महिला सदस्य अन्य सदस्य गरेर यो सात प्रकारका चिन्हहरू माथिदेखि तलसम्म त्यो पनि 56 लहरको मतपत्र होइन यति ठुलो मतपत्रमा त्यो हेर्दाखेरि गणना गर्न ढिलो भएको कारण खास कारण चाहिँ त्यो मतपत्रकै जटिलता भएको हामीले पायौँ।
1: भनेपछि त्यही पनि सिकाइको आधार पनि भयो होला तपाईँहरूलाई अब चाहिँ यो प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा चाहिँ कस्तो मतपत्र राख्ने भन्ने कुरा है।
3: हजुर अवश्य
1: हजुर। अब चुनाव आउन 30 दिन मात्र बाँकी छ, एउटा मतदाताले आफ्नो मतदान स्थलमा स्थलसम्म पुगेर भोट हाल्नको लागि चाहिँ के लिएर जानुपर्छ, कसरी भोट हाल्ने?
3: अब त्यसमा चाहिँ सबभन्दा प्रमुख त आफ्नो मतदाता परिचय पत्र एउटा विषय भयो, अर्को चाहिँ आफ्नो नागरिकताको प्रतिलिपि अथवा प्रमाण पत्र ओरिजिनल नै, त्यो दुईटा डकुमेन्ट लानु पर्यो। र आफू चाहिँ त्यो मतदाता एउटा कस्तो समस्या देखिन्छ भने मतदाता परिचय पत्र छ तर त्यहाँ त्यो सम्बन्धित निर्वाचन त्यो मतदान केन्द्रमा आफ्नो नामावलीमा नाम छैन। त्यो कसरी हुँदो रहेछ भने यहाँ चाहिँ अब आम नागरिकहरूले थाहा नपाएर 2-3 फोटो खिच्छु फोटो खिचेपछि आयोगले चाहिँ यो भेरिफाई गर्ने क्रममा अन्तिम मतदाता नामावली निकाल्ने क्रममा उहाँ त्यो दोहोरो देखियो भने दोहोरो नाम देखिएपछि पछिल्लो कायम हुन्छ अघिल्लो चाहिँ डिलिट हुन्छ, त्यो आफै सिस्टमले नै उडाइदिन्छ। त्यो कारणले उहाँले परिचय पत्र लिएर आउने तर अब यो म यस यो त छैन मतदाता नामावलीको नाम छैन भनेपछि अब उहाँहरूलाई पनि अब जानकारी हुँदैन, रिस पनि उठ्ने भयो अनि अलिकति त्यही दङ्गासँग हुने पनि एउटा कारण त त्यो पनि हो जस्तो लाग्छ। दुईजना नै व्यक्तिको त्यस्तो भयो भने तर त्यसमा चाहिँ मतदाताहरूले चाहिँ के कुरो बुझ्नु पर्यो भने पहिला मेरो त्यो सम्बन्धित ठाउँमा मतदाता नामावली मेरो नाम छ कि छैन र यो मतदाता परिचय पत्रमा अहिले फेरि अलिकति क्रम सङ्ख्या तोड चाहिँ त्यो थपबाट हुँदाखेरि क्रम सङ्ख्या मिल्दो रहेछ। क्रम सङ्ख्या नमिले तापनि आफ्नो त्यस मतदाता नामावलीमा नाम छ भने पहिले आफूले हाम्रो अहिले आएको वेबसाइटमा गएर जन्म मिति र आफ्नो नाम हानेपछि हजुरले फोटो सहित आफ्नो त्यो हुँदाखेरि सबैले यसलाई ध्यान दिएर त्यो हेरिदिनु भयो भने चाहिँ त्यति धेरै समस्या नहोला। र त्यो त्यहाँ जाँदाखेरि लानुपर्ने कागजात भनेको त्यही दुईटा नागरिकता र मतदाता परिचय पत्र
1: लिएर चाहिँ हामीले भोट हाल्न सक्छौँ।
3: हजुर
1: लक्ष्मीजी, अब यो हामीले करिब 45 मिनटसम्म यहाँसँग कुराकानी गऱ्यौँ निर्वाचन आयोगले निर्वाचनको लागि कसरी के तयारी गरिरहेको छ भन्ने कुरामा। अब मैले तपाईँलाई सोध्न छुटाएको र तपाईँले भन्नै पर्ने कोही त्यस्तो कुरा छ निर्वाचन आयोगको तयारीको बारेमा?
3: तयारीको विषयमा अब लगभग धेरै कुराहरू त हजुरले सोधि पनि सक्नुभयो र मैले भनिसके जस्तो लाग्छ मलाई। अब नभनी नहुने कुरा त अब यसै सन्देश मार्फत पनि मतदाताहरू चाहिँ सुशिक्षित

0: कदर हुने किसिमले चाहिँ कसैले पनि मत सङ्केत नगरौँ, सही तरिकाले नै मत सङ्केत गरौँ। अन्य चाहिँ निर्वाचनलाई हामी सबैले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नको लागि हामी निर्वाचन आयोगको मात्रै नभएर हामी सबै आम सम्पूर्ण आम नागरिकको पनि दायित्व भएकोले यसमा सबै जुटौं र यो अवसरको सदुपयोग गरौं भन्ने म चाहन्छु।
1: हुन्छ लक्ष्मीज्यू, यहाँले चाहिँ कार्यक्रममा सहभागी व्यस्तताको बावजुद पनि आफ्नो समय दिनुभयो। निर्वाचन आयोगले अहिलेसम्म के तयारी गर्यो र अब कसरी तयारी अरू कामहरू गरिरहेको छ भन्ने कुराको जानकारी गराइदिनुभयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद म्याडम, हजुरलाई पनि मलाई यो अवसर दिनुमा, म पहिलो पटक यो अवसर पाएँ, खुसी लाग्यो, धन्यवाद।
1: हुन्छ हस्, उहाँ हुनुहुन्थ्यो निर्वाचन आयोगका उपसचिव लक्ष्मी शर्मा। उहाँले चाहिँ निर्वाचन आयोगले चाहिँ अहिलेसम्म गरिरहेको निर्वाचनको तयारीको विषयमा जानकारी गराउनुभयो। हवस् त, नेपाल चौतारीको अर्को अङ्कमा निर्वाचनसँग सम्बन्धित अर्को महत्वपूर्ण विषयका साथ हामी अब मंगलबार आउनेछौं। तबसम्मका लागि आजका अतिथि र उत्पादन टोलीलाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमबाट म पनि बिदा हुन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 5।
2: खुसबु, ए खुसबु, यता आइज न
3: एकैछिन है मम्मी।
2: ल हेर, यो केटी के गरिराख्यो अलि, आफूलाई भ्याइ नभ्याइ छ
3: के मम्मी?
2: ला यो आलु काट। के या गरिराखिने भने खुरुक्क न काट न, के यो भाँडामा
3: खै दिनु बरु, तरकारी नै काट्छु।
2: ल छिटो गर बरु, बुवा पसल बन्द गरेर आउने बेला भइसक्यो।
3: दाल पाकिसकेलाई हेर्नु त, अघिदेखि सिटी लागेछ, बन्द गरिदिउँ?
2: पर्दैन, पाकेकै छैन, 8-10 सिटी लाउँदा पनि कस्तो पाक्दै नपाक्ने खालको दाल परेछ भने। उता माझकोटबाट ल्याएको दाल 2-4 सिटीमै कस्तो मजाले लतक्क गल्थ्यो।
3: बुवा माझकोट जान लाग्नु भएको भने होइन, बुवाले लिएर आउनु भन्नु न त।
2: के भन्छ यो, कहिले?
3: खोइ, मलाई अर्को हप्ता 1-2 दिन पसल हेर्न पर्छ भन्दै हुनुहुन्थ्यो, त्यही भएर हो कि भने
2: के जानुहुन्थ्यो? बाको श्राद्धमा त जानु भएन?
3: मलाई नि माझकोट जान कस्तो मन लागेको थियो नि मम्मी।
2: के तालकिरहेछ, किन जानु पर्यो नि त्यहाँ?
3: हजुरआमा, अङ्कल, आन्टी भेट्न, नि भाइ भेट्न, कस्तो भेट्न मन लागिरहेछ।
2: हामीलाई मात्र भेट्न मन लागेर के गर्ने, उनीहरूलाई लाग्ने होइन?
3: त्यस्तो त होइन है मम्मी, मलाई त अङ्कल आन्टीले कस्तो फोन गरिराख्नुहुन्छ, हजुरआमाले नि त आउँदिनुहोस् त भन्दै हुनुहुन्छ।
2: मुखले ठिक्क पार्छन् नि, थाहा नभएर मलाई कतिसम्म गरेका छन्। यो दिन सम्झ्यो भने त कति चित्त फाट्छ कति।
4: होइन, के गर्दैछन् आमा छोरी? ए, तरकारी पो काट्दै हो?
2: पाकिहाल्छ नि एकछिनमा, बरु त्यो ग्यास निभाइदिनु त दालपट्टिको, अब यो तरकारी ओहिरिन मात्र बाँकी हो क्या।
4: ए, मैले यहाँ मासु ल्याएको थिएँ।
2: कति ढिलो गर्नुभएको त, मासु नै ल्याउने भएपछि।

0: कि फोन गरेर थाहा दिएको भए नि हुन्थ्यो।
1: अब पसलमा मान्छेहरू सामान लिन आइरहे, त्यही भएर ढिला भयो नि चम्पा।
2: यो आलु नपकाउने त, अब
0: मासु पकाउने भएपछि किन पकाउनु परे र? भोलि पकाउला, मासु त तपाईँ नै पकाउने त होला नि।
1: हुन्छ नि त, मै पकाउला।
0: आइया, आफ्नो त दिउँसभरि लुगा धोएर होला, थकाइ पनि कस्तो नमजा ल्याइरहेछ। ए, लुगा भन्दा पो सम्झे, सुकाएको थिएँ, उठाउनै पो बिर्सेछु, म उठाएर आइहाल्छु है।
1: अरे हेर यसका शुद्धि पनि, तैँले नि त सम्झेर उठाउँदा हुन्थ्यो त।
2: अघि कति गरी त सम्झिरहेको थिएँ, फेरि के कुरा गर्नु थाले बिर्सेछु के। ए, अर्को कुरा चाहिँ सम्झे बाबा, तपाईँ मास्कोट जाने कुरा हुँदै हो र?
1: होइन, कसले भन्यो?
2: हिजो अर्को हप्ता एक दुई दिन पसल हेर्न पर्छ भन्दै हुनुहुन्थ्यो, अनि त्यही भएर हो कि भनेको।
1: त्यो त कहाँ मास्कोट जानलाई भने हो त, अरू नै काम थियो नि, त्यही नै जान नपर्ने भयो।
2: त्यस्तो भए त मजा भयो।
1: किन नि?
2: अर्को हप्ताबाट क्रिकेट प्र्याक्टिस हुन्छ भनेको छ, आज क्लबबाट नि फोन आएको थियो।
1: होइन, एक्जाम आउने बेला भयो होइन र? अब ध्यान दिएर पढ्ने बेलामा के को क्रिकेट न सिर्केट नि?
2: बिहान बेलुका खेल्ने त हो नि, अरू बेला त पढिहाल्छु नि।
1: भने त पढ्दैन जान।
2: कति गाह्रोसँग क्लबमा खेल्ने चान्स पाइरहेको छु।
1: होइन, त्यो मुङ्रो चलाएर के हुन्छ? त्यसमाथि केटी मान्छे भएर,
2: केटी मान्छेले चाहिँ गेममा केही गर्न सक्दैनन् र बुवा।
1: मलाई जिद्दी गरेको मन पर्दैन है खुसबु, आफ्नो क्यारियरको लागि पढाइ ठुलो कि खेल।
2: मैले यसमै क्यारियर बनाउने सोचेको छु त बुवा।
1: तैँले सोध्दैमा क्यारियर बन्दैन के अरे? अरू कुरो थाहा छैन, तँ क्रिकेट खेल्न जाँदिनस्, कुरो त्यति हो, बुझिस् नि?

0: जैसे त्यो निलो ब्लक बाहिरपट्टि राख न, अनि मिल्छ।
1: नै म यही राख्छु।
0: त्यहाँ राख्यो भने ढल्छ के?
1: नै तपाईँले भनेको ठाउँमा राख्दिन। हो यहाँ राख्छु।
0: ढलेन त, मैले भनेकै थिएँ नि। खै म बनाएर देखाउँछु तिमीलाई।
1: नै म आफै बनाउँछु।
0: देऊ न, म सिकाइदिन्छु भनिरहेको छु।
1: दिन्न के दादा?
2: के भयो जोसी?
1: दिदीले मलाई घर बनाउनै दिनु भएन।
0: होइन बाबा, मैले सिकाइदिन्छु भनेको मान्दै मान्दिन।
2: ल ल, जोसीले आफै बनाउनु देऊ न त। ल म पनि हेर्छु है त, हुन्छ?
1: हस्,
0: अलिक सिधा राख न, फेरि लड्छ।
2: ल स्याउ पनि खाने है त।
1: हस।
2: तिमीले ब्लक खेलिरहेको छौ, तिम्रो हात फोहोर छ, म खुवाइदिन्छु है। ल जोसी आ गर त। मिठो छ है।
0: जोसी हेर त, बिरालो कहाँ आयो?
1: म पनि समाच्छु।
2: हुन हुन, खाने बेलामा समाउनु हुँदैन।
1: दादा दादा, म्याउ म्याउ बिरालो गाउने नि।
2: हो ल, तिमीहरू म सँगै गाउँ है त। ल ल, लजु पनि गाउँ त। ल 1 2 3 go.
1: Yeah.

0: 두루두루두루두루 라틸레 한주 쪼르비라노
1: 반츠. 마마 오는 거 아셨어? 마에이 아주 딜라 거려다.
2: 어, 얼리 딜레 봐요.
3: 마무 마무 끼워요 졸라마.
2: 콜리를 이래 너 끼래 띠그래 있어 마무리.
3: 와우 라두
1: 롤다? किन ल्याएँ कि यत्तिका लड्डु? विशेष केही हो कि के हो
2: जगत? जुन प्रमोसनको कुरा थियो नि आज फाइनल भयो नि.
1: अरे लसिता, तिमी ब्याङ्कको म्यानेजर भयो? ओ माई गॉड, यो त यति धेरै खुसीको कुरा हो. ल बधाई छ ललिता.
3: कंग्रेचुलेसन मामु.
2: थ्याङ्क यू छोरी. थ्याङ्क यू जगत.
1: लजु के भयो फेरि?
3: एकैछिन है बाबा.
1: मामुलाई केही भए गएन. मामुको अफिसमा मामु सबैभन्दा ठुलो मान्छे हुनुभएको.
3: मामु यता आउनु त.
2: के भयो?
3: अलि निउरिनु न.
2: ल ल, यस्तो गर्मीमा पनि मफलर लगाइदिएर के गरेको?
3: खाजा लगाइदिएको नि.
1: हाम्री छोरीले जानेकी छ.
3: खै ताली बजाएको.
1: ए ल
4: मामु, म पनि लड्डु खाने नि.
3: म पनि खाने नि.
2: ल खाऊ, यो जोयसीलाई, यो लजुलाई. जगत तिमी पनि खाऊ. ल त्यो प्याकेट चाहिँ माथि लगिदिनु पर्ला है.
3: म लगिदिन्छु, खाइदिनु.
4: म पनि लगिदिने.
2: ल ल बाबा, ल ल बिस्तारै जाऊ है.
3: हुन्छ.
1: भनेपछि आज घरमा खाना नपाक्ने भयो होइन?
2: किन? आफूले पकाउनु पर्छ भनेर.
1: हो त, त्यत्रो किस्सा सुनाएको होइन निम्पाली आन्टीले भनेको.
2: कस्ता कस्ता थर्ड भएका मान्छेहरू पनि हुन्छन् है. हुनु पनि
1: त्यही त, केटा मान्छेले त केही गर्नै नहुने जस्तो.
2: निम्पाली आन्टीको त के कुरा गर्नु. अस्ति नै बुहारीलाई दुःख दिन सधैँ मान्छे नै बिरामी भएको भनेर कति दिन सुत्दैको रे.
1: ए हो र, खै निम्पाली आन्टी पनि के थियो म त के बुझ्दैन. ए साँच्ची, दिउँसो उत्सव भइआएको थियो.
2: किन रे?
1: एकदम अप्ठ्यारोमा छु, सहयोग चाहियो तपाईँहरूको भन्दै थियो.
2: कस्तो सहयोग जगत?
5: कुसुम, कुसुम, कान्छी, चिया पाकेन भने.
6: हजुर, ल्याए बुवा.
5: यहाँ आफ्नो घाँटी सुकिसक्यो, कतिखेर ल्याउँछ खाने.
7: चिया लिनु बुवा. हेर, बिरामी मान्छे सकि नसके के जात चलाएर नि. छोड्नु, म पिन्छु मकै.
5: ल ल. अनि तेरी आमा चाहिँ कुन बेला आइपुग्छ नि?
7: खै भन्न त छिटै आउँछु भन्नुभएको थियो. अब पूजामा गएको मान्छेको के ठेगान.
5: त पनि गएको भए हुन्थ्यो नि. अस्ति नैदेखि मामा घर जान मन लाग्यो भन्दै थिए.
7: अब तपाईँलाई पनि त सन्चो छैन बुवा, त्यही भएर गइन. म गएँ भने फेरि घरमा गर्ने मान्छे कोही हुन्न.
5: पनि डुल्न घुम्न पासी त दङ्ग पर्छिस् त.
7: जाउला नि बुवा, के छ रे जिन्दगीमा, जाउला. ल हेर, फेरि चुरो चिक्नु भयो, पर्दैन खान.
5: कस्ती रहेछ यो, मुखैको चुरो थुतेर फुत्त फाल्दि.
6: भनेको नमानेसी के गर्नु त, दम बढेर खेतमा ढला बिर्सिनु भयो.
5: हस् मेरी आमा, हस् खान्न भयो. अब
7: चाहनु सेलाइ सक्यो.
5: दुध चिया भनेपछि हुरुक्कै हुनुहुन्थ्यो तेरी हजुरआमा.
7: हजुरआमा बित्या 8 वर्ष भइसक्यो है बुवा.
5: 9 वर्षै हुन लागिसक्यो नि. समय नि कति चाँडो गएको कान्छी. अर्काको घरको रकबको खाएर भयो नि. चार चारवटा छोराछोरीले दुःखले हुर्कायो बढाइयो. आफूले त दुःख शास्ति भोगियो भोगियो. तर तिमीहरूलाई भने जसरी सुख दिन नसक्या ठुलो पिर छ मलाई.
7: बुवा पनि के दुःख छ र हामीलाई.
5: तेरो दाइले बाख्रा मौरी पाल्न थालेदेखि त हो नि व्यवहार चलाउन अलि सजिलो भएको. नत्र त गाह्रै थियो नि कान्छी, दुई छाक टार्न मुस्किलै थियो.
7: सौगात दाई त दुःख गर्न सक्ने हो. अस्ति मसँग बाख्रा थप्ने कुरा गर्दै हुनुहुन्थ्यो.
5: अब मलाई त्यसले गरेर खान नसक्ला भन्ने पिर छैन. आफू छँदै व्यवहार चाहिँ छिन्न पाए आनन्द हुन्थ्यो. अब ऊ पिट्टुकै मान्दैन बरियाद गर्न।
7: अहिले बिहे गर्न मनै छैन रे नि त दाइलाई। अनि
5: त्यसले मन छैन भनेर हुन्छ र? घरबार त बेलैमा बसाउनु पर्छ। अहिले 21 भइसक्यो, हाम्रा बेला हेर्ने हो भने
7: छोडिदिनु न बुवा, सधैँ एउटा कुरा गर्नुहुन्छ तपाईँ पनि।
5: चाहिने कुरा गर्न परेन त, आफैले खोजेर बरियाद गर्दिन पाए ढुक्क हुन्थ्यो।
7: दाइले कहिले बिहा नगर्ने भन्नुभएको हो र? अझै 1-2 वर्ष गर्दिन पो भन्नुभएको त। बुवा पनि त्यत्तिकै पिर गर्नुहुन्छ।
5: सौगातले त यसो अलिअलि व्यवहार सेवा नै बुझेको छ, आफैले खोजिहाल्यो भने पनि गतिलै स्वास्नी भित्र आउला। तर मलाई त तेरो पिर्छ कान्छी।
7: बुवा के भन्नुहुन्छ?
5: तँ तेरी दिदी मेरा भाग्दा तेरै उमेरकी थिए, आज त्यसको कुन हालत भएको छ देखि कि छैनस्? ज्वाइँ भनौ धोनी गाँजा खाएर सधैँ लडिरहेको हुन्छ अरे।
7: खै बिनाजुनि के भाव होला, त्यत्रो भन्दा त बुझ्नुपर्ने हो।
5: ऊ बेला हामी भन्दा त्यही केटो प्यारो भयो त्यसलाई, नाक काटेर गए। चेतराजकी छोरी पहिला गई भनेर गाउँले कुरा काट्ने बाटो पाए, सन्तान अगतिर परेस्, इच्छुक्कै रहन्थ्यो।
7: त्यस्तो नभन्नु न बुवा,
5: छोराछोरीले दुःख पाएको आमा बाबालाई हेर्न गाह्रो हुन्छ कान्छी। त्यही भएर सौगात र तेरो राम्रो घर परिवार हेरेर आफैले व्यवहार छिन्न।
7: बुवा पनि खालि एउटै कुरा गर्नुहुन्छ, यो बाहेक अरू कुरा छैनन् गर्नलाई।
5: मैले यति भन्दा किन रिसाउँछेस कान्छी? के तैँले नि कसैलाई आँखा लागेछेस्? तेरी दिदी मिराले जस्तो हाम्रो नाकै काटेर त हिँड्दिनस् नि।
8: रोपे गुनाफलको आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, रोपे गुनाफल सिजन 2 जगत र ललिताको परिवार कुन ठाउँमा आइपुगेको छ? यसको सही उत्तर हो माछकोट। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत जनकसिंह भट्ट बैतडी, रीमा मगर प्युठान, चाँदनी हमाल काठमाडौँ र सम्राट केसी पाल्पा विजय हुनुभएको छ। तपाईहरूलाई धेरै धेरै बधाई। तपाईले ₹200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न, कुसुमको गाउँको नाम के हो? प्रश्न पुनः एकपटक, कुसुमको गाउँको नाम के हो?
9: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013456667 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी 1 दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2, त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपे गुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 59।
2: साउजी
3: हजुर,
2: यहाँको यो फ्यान चलाइदिनु न, कस्तो गर्मी भयो।
3: ओहो भाइ, त्यो फ्यान त बिग्रिया छ त, चल्दैन त।
2: फ्यान चल्ने ठाउँ छैन यहाँ।
3: उहा पछाडि चल्छ, त्यहाँ बस्नु न त।
4: होस्, त्यस्तो कुनामा त नजाने।
2: डिम्पल, यहाँ बस्नुभन्दा बरु रुममै बसौँ न है। साउजी के रे, रुम खाली छैन?
3: रुम त छ, चार्ज लाग्छ नि फेरि।
2: चार्ज लागे देउला नि, होइन डिम्पल?
4: रुममा नबसौँ होला आयुष, एकैछिनमा मलाई गइहाल्नुपर्छ। नेक्स्ट टाइम बसौँला नि, हुन्न?
2: हुन्छ हुन्छ, तिम्रो टाइम छैन भने त।
3: ए नबस्ने, कोठा चाहिएन?
4: फेरि फेरि बसौँला नि, बरु मैले भनेको लिएर आएको छौ त।
2: छ, ए ल्याउ।
4: थ्याङ्क यू आयुष।
2: इट्स ओके।
4: तिमीलाई मैले कति दुःख दिएँ है आयुष।
2: यस्तोलाई पनि के दुःख भनेर, साथी साथीमा अलिअलि त भइहाल्छ नि।
3: चिसो मगाउनु भएको थियो होइन?
4: यतै राखिदिनु न।
3: हुन्छ।
4: जे होस्, तिमी मान्छे चाहिँ एकदम केयरिङ खालको रहेछौ।
2: के कुरामा?
4: सबै कुरामा, बोलीको पक्का, हेल्पफुल, अरूको प्रब्लम बुझिदिने, विश्वासिलो। मेरो मम्मीको उपचारमा तिम्रै त हेल्प मिलिरहेछ नि मलाई। यस्तै यस्तै कुराबाट त जज गर्ने हो नि मान्छेलाई, होइन र?
2: त्यो त त्यही हो। अनि तिम्रो बाबा चाहिँ कहाँ हुनुहुन्छ नि डिम्पल?
4: उतै गाउँमै हुनुहुन्छ।
2: के गर्नुहुन्छ, यता आउनु भएको छैन?
4: छैन, बुबाको काम त त्यही हो, ड्रिङ्क्स गर्ने, गाउँमा हल्ला गर्ने, त्यस्तै त हो। बुबालाई आमा बिरामी हुनुहुन्छ भनेर कति मेसेज पठाए, आउँदै आउनु भएन।
2: ए हो र?
4: तर ठिकै छ, तिम्रै हेल्प मिलिरहेछ नि मलाई।
2: हेल्प भन्ने कुरा अप्ठ्यारो परेको बेला त गर्ने हो नि, तिम्रो आमा पनि त मेरो आमा जस्तै हो नि, होइन र?
4: तिमी कस्तो लभली छौ यार।
2: हो र?
4: कस्तो मिठो गरी बोल्न जानेको तिमीले, साँच्ची म त तिम्रो पुरै फ्यान भइसके।
2: म पनि तिम्रो फ्यान भएको छु नि अचेल, मलाई जहिले नि तिम्रो मात्र याद आउँछ।
4: किन चिन्ता मान्छौ, एक दिन फुल इन्जोयका साथ बसौँला नि, हुन्न?
2: हुन्छ, तर कहिले आउने होला त्यस्तो दिन?
4: पहिले मम्मीलाई हस्पिटलबाट डिस्चार्ज गरौँ अनि त्यसपछि मात्रै, हुन्न?
2: भइहाल्छ नि। साँच्ची तिम्रो मम्मीलाई आज डिस्चार्ज गर्छ भनेको होइन?
4: आज डिस्चार्ज गरेर लैजाने भने आऊ, डक्टरले के भन्नुहुन्छ फेरि?
2: मलाई पनि कस्तो भेट्न मन लागेको छ मम्मीलाई, आज म पनि जान्छु नि है तिमीसँग।
4: पर्दैन पर्दैन, यतिका दुःख दिइरहेछु, अब झनै हस्पिटल पनि, के दुःख दिनु र तिमीलाई, उता म हेरिहाल्छु नि।
2: तैपनि एकपटक भेट्न पाए हुन्थ्यो भनेर हो।
4: हेरौ, आजै डिस्चार्ज भएन भने भेटौँला नि त्यसपछि।
2: निको भइसकेको छ होइन आमालाई, डिस्चार्ज गर्दै हुन्थ्यो नि अब है, बेकारमा बिल बढाउन किन राख्ने र हस्पिटलमा।
4: घरै गएपछि त आनन्दै हुन्छ नि।
2: त्यसपछि चाहिँ बल्ल हामी भेट्न पाउँछौ होइन?
4: म मिलाएर फोन गर्छु नि।
2: ल ल हुन्छ।
4: मैले घुम्न जाउँ भन्ने बेला आफूलाई टाइमै नमिल्ने होला फेरि।
2: कसलाई, मलाई? तिमी भन न मात्रै, म सबै कुरालाई बिर्सेर तिमीलाई भेट्न आउँछु नि।
4: हो र?
2: पहिला टाइम दिएर त हेर।
4: त्यसो भए अलिक टाढै जाउँ न ल, एक दुई रात उतै बस्ने गरी, हुन्न?
5: हेरेर खेल्न सक्दैनौ? अय्या, के भन्दैछ, घुँडै खुस्काइदिए कि के हो?
6: ओहो, निमकली आमै, नमस्कार है, नमस्कार। के भयो, चोट त लागेन नि?
5: नमस्कार नमस्कार, बाँदर जस्ता केटाकेटीले भुकुन्डले हानेर झन्डै खुट्टा भाँच्दैन।
6: माफ गर्नु होला है, बच्चा बच्चीहरूलाई खेल्ने रहर लागिहाल्छ।
5: खेल्न र चक्कर गर्न मात्र सिकाउनुहुन्छ जस्तो छ तपाईँ, हेर हेर यी सारा केटाकेटी चौरा उफ्रेका।
6: अहिले हाफ टाइम भएर सबैजना यसो चौरमा आछन्।
5: धन्न, अघि पछि पनि तपाईँहरूकै खासै पढाउनु हुन्न जस्तो चाहिँ मानिन है मैले।
6: पढाउँछौ नि, किन नपढाउनु, हाम्रो कामै यही हो।
5: खै, मार्साबहरूलाई राजनीति गर्दैमा फुर्सद हुन्न, के पढाउँथे।
6: हाम्रो स्कुलमा चाहिँ त्यस्तै हुन्न हेर्नुहोस्। र अर्को कुरा, आफ्ना बालबालिकाले कस्तो पढ्छन् के गर्दैछन् भनेर तपाईँहरूले पनि त चासो राख्नु पर्यो नि।
5: ए खन खनी पैसा पनि हामी तिर्ने, केटाकेटी पढे नपढेको नि हामी नै हेर्ने, अनि तलब मात्र पचाउने काम चाहिँ तपाईँहरूको।
6: त्यस्तो भन्न कहाँ खोज्यो र?
5: के भन्न खोजेको त?
6: अब तपाईँहरूलाई छलफलका लागि चिठी काटेरै बोलाउँदा त आउनुहुन्न।
5: हामी स्कुल आएर के पो गर्ने हो र? उही तपाईँहरूका भाषण सुन्ने अनि जाने होइन र?
6: निमकलियामै उतै अफिसको कोठातिर गएर कुरा गरौँ न है।
5: भयो भयो पर्दैन, दुई चारवटा कुरा गरेर गइहाल्ने हो, म पनि काम छ।
6: ए हो, हुन्छ हुन्छ, भन्नुहोस् न।
5: ल मैले के भन्नु, तपाईँले भन्नुहोस् न, हाम्रो सन्देशले के गर्यो खासमा? त्यस्तो चिठी नै पठाउनु पर्ने गरी
6: खासमा सन्देश नराम्रो विद्यार्थी चाहिँ होइन, उसको सबै कुरो राम्रै छ, भनेको कुरा सजिलै बुझ्छ, फुर्तिलो पनि छ, बाठो पनि छ।
5: नाति कसको नि, देख्नु भयो?
6: अरू गतिविधिहरू खेलकुद आदिमा पनि चासो राख्छ।
5: खेल्नकै लागि त पैसा तिरेर किताब कापी किनेर ड्रेस सिरेस किनेर किन स्कुल पठाइरहनु पर्यो त? के भनेदेखि स्कुल आइसकेपछि त पढ्नु नै पर्यो नि राम्रोसँग।
6: हजुर हजुर, हो हो पढ्छ पनि।
5: अनि समस्या चाहिँ के भयो नि त कृष्ण सर?
6: मैले हजुरसँग छलफल गर्न खोजेको कुरा चाहिँ अचेल सन्देशको आनी बानी स्वभाव फेरिँदै गएको छ, अलि झगडालु एकहोरो र जिद्दी गर्ने खालको हुँदै गइरहेछ केटो।
5: त्यो त हो कृष्ण सर, घरमै पनि उपद्रव मचाइरहन्छ भने कुन दिन के ठुलै विध्वंस मचाउँछ? त्यही भएर तपाईँहरूले कसरी हुन्छ तह लगाइदिनु पर्यो के कृष्ण सर।
6: तह लाउने भन्दा पनि नि हामी उनीहरूलाई सम्झाइ बुझाइ त गरिरहेको हुन्छौँ नि हामीले।
5: सम्झाएर मान्ने खालको भए पो सम्झाउने।
6: अस्ति चाहिँ सन्देशले कक्षाकै अर्को विद्यार्थीलाई हानेर चोट नै लागेछ नि।
5: सिङ्गानी सिङ्गानी भनेर जिस्काको जिस्काइ गर्दो रहेछ, अनि यसो धकेल्दा ठोकेर दाँत झरे अरे ए भने सुनेको थिएँ। के भनेदेखि हल्लेका हुँदा हुँदा झरे।
6: अर्को विद्यार्थीको अभिभावकले कम्प्लेन गर्नुभयो, तपाईँहरू सँगै कुरा गर्छौ भन्नुभयो, त्यसैले चिठी काटेका हौ।
5: ए त्यो कुरा त अब पुरानो भइसक्यो नि कृष्ण सर।
6: हजुर, अर्को कुरा चाहिँ विद्यालयमा मोबाइल ल्याउन दिनु भएन, यत्रो बच्चालाई के काम?
5: ए अँ अँ, अस्ति एक दिन चाहिँ बाउको मोबाइल चोरेर झोला हालेर स्कुल आएछ। के भनेदेखि बेलुकी बाउले बेसरी भकुरेपछि अब लादिन भनेको छ।
6: पिटेर मात्र पनि हुँदैन, केटाकेटीलाई सम्झाइ बुझाइ मनाउनु पर्छ, किनकि तपाईँ हामी मिलेर नै उनीहरूको बानी व्यवहार सुधार्ने।
5: तपाईँहरूले यस्तै यस्तै कुरा भन्नु हुँदो रहेछ र झन् पुल पुलेर टाउकोमै टेक्ने भएको छ त आजकल।
6: माया ममताले कोही पनि बिग्रिँदैन, हेर्नुहोस् हामी त यसै गर्छौँ। यहाँ कुनै पनि बालबालिकालाई जस्तो सुकै गल्तीमा पनि सजाय दिने चलन छैन।
5: ल बिठाई गर्दा पनि सजाय दिनु हुन र त झन्झन बिग्रिन्छन् त। के भनेदेखि तपाईँहरूको यस्तो पारा हो भने त सन्देशलाई स्कुल नपठाए पनि हुने रहेछ। केटाकेटीलाई स्कुल पठाउने किन हो भन्नुहोस् त? लेखलान, पढलान, ज्ञानी बन्लान् भनेर होइन?
6: हो, तर तपाईँहरूले पनि समय दिनु भएन र बच्चाको व्यवहार यस्तै खालको भइरहने हो भने हामी समेत तपाईँको बच्चालाई अरूसँग राखेर पढाउन सक्दैन।
5: ए त्यसो भए के भनेदेखि बदमासी गर्न दिने, गल्ती गर्दा पनि सजाय नदिएर पुल पुल्याउने तपाईँहरू, अझ हामीलाई पो दोष? उसो भए ठिक छ नि त, हामीले पनि किन यही स्कुललाई पठाउनु? भोलि नै म सन्देशलाई अर्को स्कुललाई पठाउँछु, आउँदैन अब यहाँ।

0: के भयो पर्ला दाई?
1: फिता चुन्डियो, हेर न।
0: अब कतिन्जेल कुरेर बस्नुपर्ने हो। दा अलिक छिटो गर्नु ल, किन हतार गरे कुसुम? म सानो बच्चा छोडेर आएको मान्छेलाई त हतार लागेको छैन, जित्तो कुकुलो मान्छेलाई के को हतार हो?
1: धेरै बेर लाग्दैन बहिनी, एकैछिन हो, पाँच मिनटमा नट बोल्ट कसै हाल्छु।
0: अरूले त कस्दैनन् पाँच मिनटमा नट बोल्ट, दाईलाई त झन् अरूलाई भन्दा दोब्बर समय लाग्छ।
1: इन्दु बहिनी आउँदा मेरो मिल्नै रमाइलो हुन्छ भन्ने फितालाई पनि थाहा रहेछ। इन्दु बहिनी
0: होला होला, म आएको बेला धेरै जसो तपाईँको मेसिन बिग्रेकै हुन्छ, जानी जानी बिगाएर त होइन नि दाई।
2: ए बोजू, के नचाहिने कुरा गरेर बसे होला, त्यस्तै त यो दाई लोसेछ।
0: रमाइलो कुरा गरेपछि समय कटाउनु सजिलो हुन्छ क्या, अब तपाईँसँग गरौँ भने तपाईँलाई सुन्ने मन छैन।
2: एकछिन नबोली बसे हुन र भने
0: होइन, तपाईँ आज भोलि के भएको कुसुम? आफू पनि नबोल्ने, अरूले बोले पनि झर्को मान्ने। हेर्नु है, म त नबोली बस्न सक्दिनँ।
1: तपाईँहरू एकैछिन कुर्नु है, म नट बोल्ट ल्याएर आउँछु।
0: अरे छिटो गरेर आउनु है दाई।
1: ल ल, म पुगेर आइहाल्छु।
0: हुन्छ हुन्छ, हामी कुर्छौँ एकछिन।
2: बोजू जाम, भोलि आउँला बरु जाम।
0: अब आइसकेपछि मकै पिनेरै जाने नि, फेरि फेरि को आइरहन्छ?
2: बोजू मलाई यहाँ बस्नै मन छैन के।
0: तपाईँलाई आजकल कहीँ पनि बस्न मन लाग्दैन, घरमा बस्दा बाहिर जाउँ, बाहिर निस्के घर जाउँ, एकछिन चुप लाएर बस्यो हुन्न।
2: हे नकराउनु न बोजू।
0: ए रिता दिदी, लड्नु होला है, कस्तो के नै बित्न लागेको छ है दौड्नु भएको।
3: घरमा एक कुल पाहुना आएका छन्, बिस्तारै गरेर भयो।
0: अनि पाहुनै आएका दिनमा चाहिँ किन मिलाउनु पर्या त?
3: दिउँसो रोटा पकाउनलाई घरमा पिठोसम्म छैन, पाहुनालाई खुवाउन त पर्यो नि हिन्दु।
0: पर्यो रिता दिदी पर्यो।
3: अस्तिदेखि आउँछु भन्दा भन्दै नभ्याएर, होइन सुनसान छ त, मिलका भाइ छैनन्, कहाँ गए हुन् तिनी?
0: हेर्नु न त्यहाँ मिलको फित्ता फुसिया छ, नट बल टुलिन भोलाका गएका छन्।
3: ए लौ त, ढिलो पार्ने रहेछन् त यिनले। कुसुम पनि आएरहेछौ, मैले त यादै नगरे।
0: हजुर, बस्नु बस्नु दिदी, ऊ त्यो मुढा तान्नु त।
3: बस्ने फुर्सद नै ना हिन्दु मलाई, सबैतिर आफैले हेर्न परन्छ, छोराछोरीलाई पनि ध्यान दिनै पर्यो, ध्यान नदिने हो भने फेरि छोराछोरी बिग्रेन भन्ने डर।
0: त्यही त,
3: म गाउँको धोक्रो छोडेर जान्छु, पिनेर राखिदिनु भनेर भन है इन्दु, म धन्न सकेर आउँछु।
0: हुन्छ दिदी, तपाईँ जानु म भनिदिउँला।
3: बस्न त मन थियो नि, भ्याउँदिन।
2: त्यो रिता बोजूले कसरी घुरेर हेरे मलाई, रिस्ने हुने गरेर।
0: चर्चित भएपछि यस्तै हो, सबैले हेर्छन् बोल्न खोज्छन्।
2: त्यस्तो नभन्नु न के बाउजू,
0: भएको कुरा भन्दा के भयो त?
2: मेरो सबै कुरा थाहा भएको मान्छेले त्यस्तो भन्नुहुन्छ तपाईँ, अरूले त झन् नभन्ने कुरै भएन नि।
0: मलाई थाहा भएर के गर्नु? हाम्रो समाजले केटा र केटी ढोका लगाएर बच्चा देखेपछि यिनीहरू बिच केही भएको छैन भनेर पत्याउँदैन कुसुम।
2: के गर्ने होला है बाउजू, मलाई त एकदमै गाह्रो हुन थालिसक्यो।
0: हेर्नु कुसुम, समाजमा तपाईँको नाम बिग्रिसक्यो, अब यसलाई कसरी सुधार्ने भनेर सोच्नुपर्छ।
2: कसरी सुधार्ने त?
0: हेर्नु कुसुम, हरिश र तपाईँ एकअर्कालाई माया गर्नुहुन्छ, सँगै जीवन बिताउन चाहनुहुन्छ भने समाजको कुरा सुनेर किन बस्ने? बरु सबैको मुखमा बुझो लगाइदिनु न।
2: बुझो लाउनु रे, के भन्नु बाबा हजुर?
0: हेर्नुहोस् नानी, मैले भनेको मान्नुहुन्छ भने तपाईँ हरिशसँग बिहे गर्नुहोस्, कुरै खत्तम।
4: रोपेको फल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
5: गत हप्ता सोधेको प्रश्न थियो, स्थानीय तहको निर्वाचन कहिले हुँदैछ? यसको सही उत्तर हो 2079 साल वैशाख 30 गते। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत सुनसरीबाट दीर्घायु श्री पराजुली, कालीकोटबाट सन्जु बम, हुम्लाबाट गणेश देवकोटा र तेह्रथुमबाट अरूणा दर्नाल विजेता हुनुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न, हाल नेपालमा कति तहको सरकार छ? प्रश्न फेर एकपटक, हाल नेपालमा कति तहको सरकार छ?
6: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तोता इन्द्र सराखड्का।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। एन्टेना फाउन्डेशनको प्रस्तुति नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार यही समयमा विभिन्न विषयमा छलफल गर्ने गर्दछौ। देशभर अहिले चुनावको रौनक छ। उम्मेद्वारहरू घर दैलोमा भोट मागिरहेका छन् भने नागरिकहरू कस्तो व्यक्तिलाई भोट दिने, कसलाई जिताउँदा गाउँठाउँको विकास हुन्छ अथवा आफ्ना कुरा राख्न सहज हुन्छ भन्ने विषयमा छलफल गरिरहेका छन्। हामी पनि नेपाल चौतारीमा निर्वाचनसँग सम्बन्धित विविध विषयमा छलफल गर्दै आइरहेका छौं।
2: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना FNबाट पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका पनि कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। यदि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013456 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्ना विचार लेख्न सक्नुहुन्छ।
1: सम्मत 1997 बागलुङका भगवत सर्वजीत विश्वकर्मा लगायतले शुरू गरेको छुवाछुत विरोधी जनअभियानदेखि नेपाली दलित आन्दोलनको शुरूआत भएको मानिन्छ। त्यसपछि 2011 सालमा हर्षनाथ कपाले, सिद्धबहादुर खड्गी र गणेश योगीको सक्रियतामा पशुपतिनाथको मन्दिर प्रवेश आन्दोलन, 2017 सालदेखि तिखे नगरजी र टीकाराम पार्कीको नेतृत्वमा डोटीको शैलेश्वरी मन्दिर प्रवेश आन्दोलन, 2021 सालमा भोजपुर जिल्लामा पदम सुन्दास र लालकुमारी विश्वकर्माको अगुवाईमा सिद्धकाली मन्दिर प्रवेश आन्दोलन प्रमुख रहेका छन्। शुरूदेखि 2023 सालसम्मको दलित आन्दोलनको मुख्य नारा छुवाछुतको विरोध थियो। 2029 सालमा आरक्षणको नारा थपियो। 2024 को ओरपर तत्कालीन कम्युनिष्ट नेता रूपलाल विश्वकर्माको नेतृत्वमा दलित आन्दोलनलाई कम्युनिष्ट आन्दोलनसँग जोड्ने प्रयत्न भयो। 2043 को सेरोफेरोमा दलित मुक्तिको प्रश्नलाई राजनीतिक व्यवस्थासँग जोडेर हेर्नुपर्ने भन्ने कुराको सैद्धान्तिकीकरण गरियो। 2046 सालको परिवर्तनपछि बल्ल नेपालमा दलित आन्दोलनको गुणात्मक रूपले अघि बढ़ने आधारभूमि बन्यो। हालसम्म नेपाली सामाजिक आन्दोलनको सबैभन्दा जेठो दलित आन्दोलनको रूपमा रहेको दलित आन्दोलनले जातीय विभेद एवं छुवाछुत प्रथालाई कानूनी एवं सामाजिक अपराधको रूपमा संविधानमा व्यवस्था गर्न पनि सफल भएको छ। राज्यका निकायमा क्षतिपूर्ति सहित समानुपातिक प्रतिनिधित्वको माग स्थापित गरेको छ। सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक गरी तीनै क्षेत्रका समस्याको पहिचान सहित दलित मुक्तिको स्पष्ट कार्यदिशा निर्माण गर्ने प्रयास पनि गरेको छ। छुवाछुत, भेदभावको विरोध, मन्दिर प्रवेश र सहभोजबाट आज विशेष अधिकारको राजनीतिसम्म पनि आइपुगेको छ। राजनीतिक परिवर्तनसँगै दलित समुदायका मुद्दा प्रमुख चासोको रूपमा लिन शुरू गरिएको छ, तर अझै पनि वास्तविक रूपमा राजनीतिमा दलित सहभागिताको कुरा गर्दा अझै दलित सहभागिता भने राम्रो भएको पाइँदैन। आज हामी यही विषयमा 2021 सालमा भोजपुर जिल्लामा सिद्धकाली मन्दिर प्रवेश गरेर आन्दोलन गर्नुभएका पदम सुन्दाससँग कुराकानी गर्छौं। कार्यक्रममा यहाँलाई स्वागत छ।
3: धन्यवाद हजुर।
1: हजुर, केमा व्यस्त हुनुहुन्छ आज भोलि?
3: सामाजिक काम अनवरत रूपमा चलिआएकै छ अहिले। यही छुवाछुत विषयमा र खास गरिकन यो चुनावको, अहिले जुन मङ्सिर 4 गते चुनाव छ, त्यसको लागि चाहिँ दलित समुदायहरूको डाटा कलेक्सन गर्ने, कुन ठाउँमा कुन साथीहरू उठेका छन् त्यसको लागि पनि अलिकति क्रियाशील भएर लागिरहेको छौँ।
1: हजुर, अब यहाँको आन्दोलन, दलित आन्दोलनको 75 वर्ष पार गरिसकेको छ, होइन? अहिलेसम्म यो दलित आन्दोलनको कुरा गर्दाखेरि मुक्तिका लागि कस्ता कस्ता आन्दोलनहरू भए, तपाईँ आफै पनि स्वयं कुन कुन कस्ता कस्ता आन्दोलनमा सहभागी हुनुभयो, अलिकति विस्तृत हामी पहिलेको कुरा फर्क्यौं न है, सम्झौं न एकपटक।
3: खास गरी अब नेपाल र भारतको जुन यो जातीय छुवाछुतको समस्याले एउटा सिङ्गै वर्ग करिब करिब 26 उपजातहरूको एउटा ठुलो समूह नेपालमा छन्। हजारौँ वर्षको यिनीहरूको जातीय उत्पीडनले गर्दाखेरि जुन हिसाबले उनीहरूको आर्थिक, सामाजिक, शैक्षिक सबै ठाउँमा उनीहरू पछाडि परेका छन्। यो 2007 सालमा जब नेपालमा चाहिँ राणा शासनको अन्त्य भयो त्यसपछि मात्रै यस विषयमा थोरै कुराकानी मतलब सुरु भएर, हुन त 2003 भगत सर्वजित विश्वकर्माले बागलुङमा के अरे विश्वकर्माहरू पनि के अरे अछुत होइनन्, उनीहरूले जनै लाउनु पाउनुपर्छ र आरणको लागि जुन के अरे कोइलाहरू चाहिँ सरकारले दिन्छ त्यसको लागि ट्याक्स दिनुपर्छ, त्यसको विरुद्धमा 2003 सालमा नै उहाँले छुवाछुत विरोधी आन्दोलन सुरु गर्नुभएको, भले त्यो आन्दोलन केही सीमित जातहरूको मात्रै संलग्नताले गर्दाखेरि त्यसले व्यापक रूप लिन सकेन, तर 2003 सालदेखि नै यसको सुरुवात भएको हो र 2003 साल 4 सालमा काठमाडौँ तथा पोखरा के अरे धरानमा यो छुवाछुत विरोधी सङ्गठनहरू स्थापना हुन थाल्यो। 2008 सालदेखि चाहिँ खास गरिकन अलिक व्यापक रूपमा नै यो दलितहरूको सहभागितामा चाहिँ आन्दोलन सुरु भयो। सुरुको यसको आन्दोलनको चाहिँ खास गरिकन यो छुवाछुत सबभन्दा बढी प्रत्यक्ष रूपमा देखिने भोगिने ठाउँ चाहिँ मन्दिर हो, त्यस कारण मन्दिर प्रवेश अभियानबाट नै यो छुवाछुतको आन्दोलन सुरु भयो। 2008 सालदेखि नै अनवरत रूपमा यो आन्दोलनको अगाडि बढिरहेको छ। त पछि गएर चाहिँ 2017 सालमा जब पञ्चायती व्यवस्था सुरु भयो, पञ्चायती व्यवस्था सुरु भइसकेपछि यो आन्दोलनका गतिहरू अलिकति मतलब पहिलेको गतिमा यसले चाहिँ अगाडि बढ्न सकेन, तथापि ठाउँ ठाउँमा मन्दिर प्रवेश अभियानहरू चाहिँ सञ्चालन भएको नै हुन् र यो मन्दिर प्रवेशको अभियान पछि सहबजको पनि पछि त्यो अर्को कार्यक्रम थपियो। मन्दिर प्रवेशको साथसाथै सहबज गैर दलित सङ्घ र दलितभित्रको पनि आफ्नो यो दलित समुदायभित्र पनि भएका जुन उचनिचकोलाई चाहिँ सहबजको तर्फबाट चाहिँ यसलाई चाहिँ निराकरण गर्ने भन्ने हिसाबले सुरु भयो। पछि अब 2048 सालमा जब 2046 सालको 2046-47 सालको पञ्चायतको अवसान पछि जुन प्रजातान्त्रिक उसमा चाहिँ लोकतन्त्र स्थापना भयो, त्यसपछि दलितहरूको मुद्दाहरू पनि राजनीतिक रूपमा पनि अगाडि बढ्न थाले र त्यसपछि 48 सालदेखि चाहिँ मन्दिर प्रवेश तथा सहमतको साथसाथै यो चाहिँ राज्य सत्तासँग जोडिएको कारणले चाहिँ राज्य सत्तामा जबसम्म दलितहरूको पूर्ण सहभागिता हुँदैन तबसम्म यो हट्दैन भन्ने हिसाबले चाहिँ हाम्रो आन्दोलनले चाहिँ के अरे सिंहदरबार प्रवेश अभियानको रूपमा चाहिँ अगाडि बढेर आइरहेको छ र यो सिंहदरबार प्रवेशको जुन अभियान छ त्यो अहिले अनवरत रूपमा विभिन्न कालखण्डमा विभिन्न रूपबाट अगाडि बढिरहेको छ।
1: हजुर, भनेपछि 2008 सालमा सुरु भएको आन्दोलन अहिले पनि सुरु छ, जारी नै छ होइन? अब जुन अब अहिले हेर्दाखेरि हामीले अब यहाँले राजनीतिकको कुरा पनि अब सिंहदरबार भनेपछि राजनीतिलाई हामीले बढी जोडेर हेर्न सक्छौ होइन, पहिलेको भन्दा दलित सहभागिता अहिलेको यो मंगसिर 4 गतेको निर्वाचन हेर्ने हो भने सहभागिता उम्मेद्वारको संख्या नै घट्दो क्रममा छ। अहिले पनि हामीले करिब 10 जति पनि उम्मेद्वार हुनुहुन्न, किन यो झन्झन खस्किँदैछ? तपाईँहरूको आन्दोलन कहाँनिर कमजोर भयो अथवा यो किन दलितलाई अहिलेसम्म पनि सहभागितामा त्यति प्राथमिकता दिइँदैन?
3: खास गरी अब यो 2007 सालको प्रजातन्त्रपछि नेपालमा जुनसुकै व्यवस्था हुँदाखेरि पनि दलित समुदायबाट एकजनालाई टिपेर एउटा नामको रूपमा पनि सहभागिता गराउने प्रचलन पञ्चायत के अरे 15 अगाडि पनि थियो। 15 चुनावमा नेपाली काङ्ग्रेसको जुन सरकार भन्यो त्यस बेला पनि दलित समुदायबाट एकजना सहस्नातक कपालीलाई चाहिँ सांसद बनाएको, माथिल्लो सभाको सांसद बनाएको थियो। त्यसपछि 2017 सालको पञ्चायती व्यवस्थाको सुरुपछि 2020 सालदेखि जब के अरे राष्ट्रिय पञ्चायत गठन भयो, राष्ट्रिय पञ्चायतमा प्रत्येक अवधिमा चाहिँ एक एकजना दलितहरूलाई ल्याउने परम्परा चाहिँ कायमै थियो
1: पञ्चायतका।
3: यो यो ऊ चाहिँ 2046 सालको भनौँ न जनआन्दोलनपछि जुन पञ्चायत व्यवस्थालाई खारिज गरियो त्यसपछि पनि पहिलो पटक 48 सालको पहिलो चुनावमा नेपाली काङ्ग्रेसको तर्फबाट एकजना कृष्ण सिंह परियार नेपाल बाँकेबाट प्रत्यक्ष रूपमा चुनावमा जितेर आउनुभयो र त्योदेखि बाहेक अन्य कुनै पनि पार्टीहरूले पनि दलितलाई उठाउने पनि प्रचलन थिएन र के अरे दलित समुदायहरू पनि प्रत्यक्ष रूपमा राजनीतिक रूपमा त्यति अग्रसर थिएनन्। पछि 48 सालपछि जब कृष्णसिंह परियारले चुनाव जितेर आए त्यसपछि भनौँ न 2052 सालमा जुन के अरे नेकपा माओवादीले चाहिँ यो जनयुद्ध सुरु गर्यो, जनयुद्ध सुरुको अन्तिममा भने के अरे त्यसको शान्ति प्रक्रियामा आएपछि 2062-63 को संविधानपछि अन्तरिम संविधानमा दलित समुदायको चाहिँ के अरे समानुपातिक प्रतिनिधित्वको कुरा उठ्यो र अन्तरिम संविधान जब माओवादीसँग चाहिँ 7 राजनीति 8 राजनीति पार्टीहरूको भनौँ न संयुक्त भयो त्यसपछि चाहिँ पहिलो अन्तरिम संविधानमा एकैचोटि नेकपा माओवादीबाट 8 सांसदहरू चाहिँ दलित समुदायको तर्फबाट चाहिँ प्रतिनिधित्व गरेर आएको देखिन्छ र 2064 सालको जुन चुनाव हो 2064 सालको चुनावमा नेकपा माओवादीबाट प्रत्यक्ष रूपमा 7 के अरे दलित समुदायबाट प्रत्यक्ष रूपमा चाहिँ चुनाव जितेर आए र त्यस सभामा पहिलो संविधान सभामा चाहिँ करिब दलित समुदायको तर्फबाट सबै राजनीतिक पार्टीबाट जोड्दाखेरि 51 सांसदहरू चाहिँ सदनमा दलित अधिकारको लागि क्रियाशील थियो। विडम्बना कुरो त्यसपछि 64 सालको जुन संविधान सभा विघटन भएर चाहिँ अर्को भयो, अर्को पटक दोस्रो पटकको संविधान सभामा दलित समुदायको प्रत्यक्ष निर्वाचन संख्या घटे हुँदाहुँदै अहिले आएर चाहिँ अब यो अब 2072 सालमा जुन नयाँ संविधान बन्यो, नयाँ संविधानमा चाहिँ दलित समुदायको यसरी प्रतिनिधित्व हाम्रो दलित समुदायको माग अनुसार चाहिँ संविधान सभामा हाम्रो कुरा उठे अनुसार चाहिँ समानुपातिक प्रतिनिधित्वको साथसाथ चाहिँ क्षतिपूर्तिको रूपमा थप प्रतिनिधित्व पनि हुनुपर्छ भन्ने हामीले जुन अडान लिएर चाहिँ मागहरू राखेर चाहिँ आन्दोलन पनि गऱ्यौँ तर संविधान बन्ने बेलामा 2072 सालको संविधान बन्ने बेला ती क्षतिपूर्तिका कुराहरू सबै हटे र चुनावमा प्रतिनिधित्व आउने व्यक्तिहरू पनि क्रमशः पार्टीहरूले घटाउन थाले, खास गरी राजनीति पार्टीमा लाग्ने दलित के अरे समुदायहरू क्षमताको रूपमा अथवा हरेक क्षेत्रमा उनीहरू चाहिँ एक प्रकारले प्रतिनिधित्व दिन सक्ने अवस्थामा अब आइसकेका छन्। यस अवस्थामा पनि अहिले पनि नेपालको राजनीति पार्टीहरूमा के छ भने एउटा भ्रम नै भन्नुपर्छ र वास्तवमा त्यो राजनीति पार्टीले के अरे अठोट गरेर मेरा क्यान्डिडेटहरूलाई जिताउँछु भने अठोट गरेर चाहिँ त्यसलाई चाहिँ त्यही अनुसार चाहिँ उसले निर्देशन दिनु चाहे गर्यो भने त त्यो प्रतिनिधि चुनेर आउँदो रहेछन् भन्ने कुरो त 2064 सालको चुनावमा जुन प्रत्यक्ष रूपमा 7 जितेर आए त्यसले पनि दिएको छ। तर पछि अब यो राजनीति पार्टीहरूको चाहिँ के भयो भने संविधान सभामा पनि आफ्नो के अरे आफ्नो एजेन्डाहरू आफ्नो मुद्दाहरू चाहिँ स्थापित गर्ने हिसाबले चाहिँ कसरी चाहिँ के अरे फेरि पनि आफू सत्तामा आइन्छ भनेपछि आम जनताको पक्षमा काम गर्ने भन्दाखेरि पनि अलिकति टाठाबाट अलिकति नाम चलेका व्यक्तिहरूबाट मात्रै चुनाव जितिन्छ भन्ने खालको एउटा मनस्थिति बनाएर भन्नुपर्दाखेरि एउटा राजनीति पार्टीहरूको अस्थिरताले गर्दाखेरि पनि दलित समुदायहरू महिलाहरू दलित मात्रै नभनेर महिलाहरूको पनि प्रतिनिधित्व अथवा प्रत्यक्ष निर्वाचनमा चाहिँ उनीहरूको सङ्ख्या घट्दै गएको छ। महिलाको लागि चाहिँ भन्नुहुन्छ भने प्रत्यक्षको साथसाथै समानुपातिकबाट पनि कुनै पनि हालत दुवै उसबाट चाहिँ प्रत्यक्ष र समानुपातिकबाट चाहिँ 33% अनिवार्य चाहिँ पुर्याउनु पर्ने भएको हुनाले चाहिँ प्रत्यक्षमा कम भए तापनि समानुपातिक प्रतिनिधित्वबाट चाहिँ महिलाहरूको चाहिँ सङ्ख्या 33% पुर्याइएको छ। जबकि हाम्रो दलित समुदायले उठाएको र महिलाहरूले पनि उठाएको कुरा चाहिँ के थियो भने के अरे समानुपातिक जनसङ्ख्याको आधारमा समानुपातिक प्रतिनिधित्व पाउनुपर्छ भने तर त्यसको बदलामा 33% भएर पनि कमसेकम महिलाहरू अहिले 33% पुर्याउन सकेको छ। तर दलितको हकमा चाहिँ के भयो भने दलितहरू चुनाव जित्न पनि सक्दैनन्, यिनीहरूसँग आर्थिक रूपमा कमजोर छ भन्ने हिसाबले चाहिँ पार्टीहरूले नै दलित के अरे चाहिँ उम्मेदवार दिने उसमा नि कन्जिसा गर्न थाले। समानुपातिक रूपमा संविधानमै लेखिएको हुनाले उनीहरू अनिवार्य रूपमा उनीहरू प्रतिबन्ध के अरे बाध्यकारी नै भएर उनीहरूले त्यो समानुपातिकमा ल्याएका छन् तर प्रत्यक्ष रूपमा जित्न सक्ने व्यक्तिहरूलाई पनि दिने चाहिँ क्रम यो चाहिँ राजनीति पार्टीले आफू जसरी पनि सत्तामा आफू चाहिँ एक नम्बर आउनुपर्छ भन्ने हिसाबले आफू जित्नुपर्छ भन्ने हिसाबले चाहिँ पार्टीको समानुपातिक हिसाबले सबै जात जातिलाई समेटेको बदलामा चाहिँ खास गरी फेरि पनि ऐकमवाला भने टाटाबाट व्यक्ति आफूसँग सम्पत्ति के अरे पैसा खर्च गर्न सक्ने त्यस्तै व्यक्तिहरूलाई मात्रै फेरि पनि चुनावमा टिकट दिने जुन परम्पराको यो विडम्बना नै भन्नुपर्छ। 2000 के अरे अहिलेको चुनावमा त प्रत्यक्ष रूपमा चाहिँ तपाईँको के अरे सङ्घमा भनौँ न प्रतिनिधि सभामा चाहिँ यत्रो करिब करिब 60-70 पार्टीहरूले चाहिँ भाग लिइरहेका छन्, त्यसमा प्रत्यक्ष रूपमा चुनावमा भाग दिने नेपाली काङ्ग्रेस के अरे नेकपा माओवादी नेकपा एमाले यस्ता ठुल्ठुला पार्टीबाट पनि जम्मा माओवादीबाट 2 र नेकपा एमालेबाट एकजना मात्रै प्रतिनिधित्व दिएको छ।
1: हजुर, यहाँले भन्नुभयो यो 2064 सालको चुनाव यता चाहिँ अब बीचमा राम्रो उपस्थिति भयो होइन, संसदमै पनि 51 जना सांसद पनि बने होइन हजुर, अनि यो पछिल्लो चरणमा चाहिँ नेतृत्वमा पुग्न भनौँ न संख्या झन बढ्नु भन्दा पनि घट्दै घट्दै क्रममा गएको छ, ठ्याक्कै मुख्य समस्या चाहिँ कहाँनिर आयो?
3: मुख्य समस्या भन्ने कुरो राजनीतिक पार्टीले चाहिँ कुनै पनि हालतमै आफू के अरे अब एउटा यो अस्थिर भनौँ न यो त यसले एउटा अन्तरिम कालको एउटा क्रिटिकल स्टेजमा नै पार्टीहरूको भएको हुनाले चाहिँ उनीहरूले जसरी पनि पार्टी चाहिँ जसरी पनि जित्नुपर्छ भन्ने हिसाबले चाहिँ के अरे खास गरिकन अलिकति भनौँ न जोसँग आर्थिक हैसियत छ, जसले चाहिँ त्यहाँ जिल्लामा चाहिँ आफ्नो हैकम गर्न सक्छ, त्यस्तै खालको व्यक्तिहरूलाई मात्रै अहिले फेरि चुनावमा के अरे टिकट दिने हुनाले जसरी पनि आफू जित्नुपर्छ भन्ने आफ्नो नीति अथवा ती समाज परिवर्तनको लागि भएका एजेन्डाहरू सबैलाई थाँती राखेर पनि कुनै पनि हालतले चाहिँ हामी चाहिँ बहुसङ्ख्यामा जित्नुपर्छ भन्ने हिसाबले चाहिँ उनीहरूले महिलालाई र दलितहरूलाई चाहिँ टिकट नदिने हिसाबले एउटा गलत नीति लिए। त्यसको कारण मेन कारण चाहिँ राजनीति पार्टीले चाहिँ यो समस्यालाई चाहिँ निराकरण गर्ने आफ्नो मेन एजेन्डाबाट चाहिँ हटाएर नै यो कारण भएको।
1: यहाँनिर जुन सोचको पनि कुराकानी आउँछ आन्दोलन गर्दाखेरि पनि होइन, सहभागिताको कुराकानी गर्दा पनि मान्छेको जुन मुखले भने पनि होइन, यो व्यवहारमा जुन सोच छ नि दलितलाई त दिन हुँदैन अथवा यस्तो गर्न हुँदैन, हामीले नै गर्नुपर्छ, हैकम जमाउनुपर्छ भन्ने चाहिँ यो राजनीतिक दलको नेतृत्व गर्ने नेताहरूमा सोचमा परिवर्तन नहुनु पनि कारण हो।
3: यसको मूल कारण नै त्यही हो, यदि राजनीतिक पार्टीले आफ्नो क्याडेटहरूलाई कुनै पनि हालत पार्टीको सदस्य भएको नाताले चाहिँ दलित होस् या महिला होस् या जुनसुकै उसको होस् पार्टीबाट उठाएको व्यक्तिले चाहिँ तिमीहरूले जिताउनु पर्छ भन्ने खालको अलिकति कडा निर्देश जसरी 64 सालको चुनावमा भएको थियो त्यसरी चाहिँ आफ्नो पार्टीलाई चाहिँ त्यसरी चाहिँ अलिकति निर्दिष्ट रूपमा चाहिँ निर्देशन दिएर गरायो भने चुनाव जितेर नआउने कुरै छैन। तर अहिले पनि सामाजिक बनोट मात्रै होइन कि राजनीतिक पार्टीको नेतृत्वमा बस्ने व्यक्तिहरूलाई चाहिँ के सोच्छ भने महिलालाई दलितहरूलाई दियो भने चुनावभित्र आउन सक्दैनन्, हाम्रो सङ्ख्या घट्छ भन्ने जुन उनीहरूको सोच छ त्यो सोचमा अहिलेसम्म पनि खासै परिवर्तन आएको छैन भन्ने कुरा हामीले महसुस गराएका छौँ।
1: हजुर, अब यो माओवादीले होइन सबैभन्दा पहिले चाहिँ अब दलित गरिब महिलाका कुराकानी गर्दै आइरहेको पार्टी भनेको माओवादी नै हो होइन, अहिले माओवादीले पनि 2 जनालाई मात्र उम्मेद्वार बनाएको कुरा यहाँले नै भन्नुभयो, खासमा होइन माओवादीले चाहिँ किन बीचमा मुद्दा सुरुवात गरेर बीचमा मुद्दा छोडेको हो जस्तो लाग्छ?
3: यो सिधै भन्नुपर्दाखेरि माओवादीले नै आफ्नो एजेन्डाहरू जुन पहिले जनयुद्ध कालमा गरेका जुन के अरे वचनहरू थिए त्यो क्रमशः उसले चाहिँ आफ्नो लाइनबाट अलिकति खस्किँदै गएको हामीले महसुस गरेको छौँ। स्वयं म पनि स्वयं त्यो पार्टीमा त्यस पार्टीकै व्यक्ति भएकोले र माओवादी पार्टीमा लाग्ने सम्पूर्ण दलितहरूले महिलाहरूले चाहिँ त्यो कुरो महसुस गरिसकेका छन्। पार्टीलाई फेरि पहिलेको रूप नलाइकन फेरि पनि हाम्रो चाहिँ समुचित प्रतिनिधित्व हुँदैन भन्ने कुरोहरू चाहिँ दलितहरूले बुझिसकेका छन्।
1: हजुर, अब यहाँले आफैले पनि 2021 सालमा मन्दिर फर्देश गरेर नै आन्दोलन सुरुवात गर्नुभएको होइन, यहाँसम्म अब राजनीतिको कुरा गर्दा अहिलेको यो अवस्था हेर्दाखेरि जुन 3 जना मात्र दलित प्रतिनिधि उम्मेद्वार हुनुपर्ने अवस्था आउँदाखेरि यो आन्दोलनले व्यर्थ अथवा होइन व्यर्थै आन्दोलन गरियो कि अथवा आन्दोलन के भन्ने तपाईँलाई कस्तो लागिरहेको छ आफूले गरेको आन्दोलन र अहिले
3: यो आन्दोलन? अब यो छुवाछुतको जुन ऊ छ जातीय असमानताको जुन व्यवहार छन् यो हजारौँ वर्षदेखि चलिआएको हो, तत्कालै त्यति छिटै नै सजिलैसँग हट्छ भन्ने कुरोमा हामी विश्वस्त छैनौँ। समय त लाग्छ नै तर जुन हिसाबले चाहिँ यसको चाहिँ आन्दोलनले र दलित समुदायले पनि आफ्नो प्रत्येक नेपालमा भएका हरेक परिवर्तनमा जसरी साथ दिएर उनीहरूले आफ्नो जिम्मेवारी पुरा गरे त्यस आधारमा चाहिँ नेतृत्वमा बस्ने व्यक्तिहरूले चाहिँ त्यसको मूल अवमूल्याङ्कन गरेको हो। हुन त भन्नुपर्दाखेरि चाहिँ जति पनि परिवर्तन भएको छन् हामी 2021 सालमा अब एउटा साह्रै कलिलो उमेरदेखि नै म यो आन्दोलनसँग जोडिएको मान्छे त्यो र त्यस अवस्था र अहिलेको अवस्था हेर्दाखेरि धेरै नै परिवर्तन भएको छ। कमसेकम प्रत्येक दलितहरूले प्रत्येक महिलाहरूले चाहिँ अब हामी शिक्षित हुनुपर्छ, हामी चाहिँ के अरे आफ्नो आन्दोलनप्रति सचेत हुनुपर्छ भन्ने कुरो चाहिँ उठेको छ। तर अहिले पनि के छ भने राजनीतिक पार्टीको यो भनौँ न यो संविधान बनिसकेपछि संविधान बन्नुभन्दा अगाडि पनि एउटा संसारमै नभएको चाहिँ के अरे संविधान सभाको दोस्रो पटक पनि चुनाव भएको भन्ने कुरो नसुनेको कुरो हाम्रो नेपालमा मात्रै भयो दोस्रो पटक संविधानको सभा किन प्रत्येक पहिलो संविधान सभाबाट नै त्यो पास हुन सक्ने कुराहरू थियो तर अब राजनीतिक पार्टीहरूको आफ्नो चलखेलले गर्दाखेरि दोस्रो संविधान सभा हो. दोस्रो संविधान सभामा जति पनि नीतिहरू निर्माण भए त्यो पहिलो संविधान सभा जति प्रगतिशील हुन सकेको थिएन. तथापि अब हामीले सिधै हेर्नुपर्दाखेरि आन्दोलनको कुरा हेर्दाखेरि दलित आन्दोलनको समीक्षा गर्दाखेरि चाहिँ के अरे जुन रूपमा यसको के अरे हुनुपर्ने उपलब्धि हुनुपर्ने नभएको होइन, धेरै उपलब्धि त भएको छन् तर जति दलित समुदायले सोचेका छन् अथवा सरकारले जति के अरे नेतृत्वमा बस्ने पार्टीहरूले जुन जुन हिसाबले चाहिँ यो समस्यालाई हटाउनको लागि जुन जुन तत्परता देखाउनु पर्ने हो त्यो तत्परता देखाउनमा चाहिँ कन्जी चाहिँ गरेकै हो. र पार्टीहरू पनि स्वयं यस अवस्थामा चाहिँ के छन् भने उनीहरू पनि एउटा चाहिँ के अरे यो के अरे उसमा भनौँ न क्रिटिकल अवस्थामै छन्. त्यस कारण आफ्नो नीति जोगाउनको लागि आफूले चाहिँ वर्चस्व कायम गर्नको लागि चाहिँ उनीहरूले अहिले पनि त्यो पहिलेदेखि परम्परा पञ्चायत कालदेखि नै परम्परादेखि सुरु भएको जुन भनौँ न जिल्ला के अरे उसमा स्थानीय लेभलमा जसले एकदम जसको हाइकम छ जसले पैसा खर्च गर्न सक्छ जसले चाहिँ के अरे भनौँ सामान्यमा जनताले जे गर्न सक्छ त्यस्तै व्यक्तिलाई नै फेरि सत्तामा पुर्याउने जुन एउटा फेरि गलत परम्परा सुरु गर यसको लागि चाहिँ हामी सचेत हुनुपर्छ र हामीले यसको लागि फेरि नयाँ ढङ्गले चाहिँ आन्दोलनलाई अथवा सङ्गठनहरूलाई चाहिँ नयाँ ढङ्गले चाहिँ अगाडि ल्याउनुपर्छ भन्ने कुरा हामीले सोचिरहेको.
1: जस्तै अब जसै गरी तपाईँहरूले सार्वजनिक ठाउँमा गरिने छुवाछुतको लागि आन्दोलन गर्दै आउनुभयो गर्नुभयो, यसले एक किसिमले परिवर्तन पनि भयो. त्यसै किसिमको अब राजनीतिमा पनि आन्दोलन गर्नु पर्यो सहभागिताका लागि भन्ने हो तपाईँहरूको कि त्यस्तो गर्न आवश्यक छ?
3: आफ्नो पार्टी प्रत्येक के अरे दलित समुदायहरू अब कुनै न कुनै राजनीतिक पार्टीमा आस्था राखेर अब पार्टीमा लाग्नुपर्छ भन्ने मनस्थितिमा पुर्याइएको छ. आखिर राजनीतिक पार्टीमै नलागिकन नीति निर्माण गर्ने ठाउँमा चाहिँ सहभागिता नभइकन हाम्रा सबै समस्याहरू समाधान हुँदैन, हाम्रा कुरा उठ्दैनन् भन्ने कुरा हामीले बुझ्यौँ. त्यस आधारले नै हामीले चाहिँ के अरे प्रतिनिधि राजनीतिक रूपमा पनि समाजवादी पार्टीको प्रतिनिधित्व मात्रै हेर्न भएर चाहिँ हाम्रो माग त क्षतिपूर्ति सहितको थियो तर कमसेकम संविधान बन्दाखेरि एउटा कम्प्रोमाइजको रूपमा हामीले चाहिँ समाजवादी पार्टीको प्रतिनिधित्वको लागि जुन स्वीकार गरेर अगाडि आयौँ. अब यसलाई फेरि पनि समानुपातिक हिसाबले जुन संविधानमा किटान भएको छ संविधानमा किटान भएको कुराहरू मात्रै लागु भइदियो भने पनि धेरै उपलब्धि हुन सक्छन् र अब यस कुरामा हामीले आफ्नो आफू समेत भएको पार्टीहरूमा चाहिँ यस विषयमा चाहिँ उनीहरूसँग हामीले चाहिँ एक प्रकारले ठुलै बहसै गरेर चाहिँ यसलाई फेरि सही ट्र्याकमा ल्याउनुपर्छ भन्ने कुरो चाहिँ हामीले महसुस गरिसक्यौँ.
1: अहिलेको अवस्थामा हेर्दाखेरि यो चाहिँ महसुस भएको हो हजुर भने यो समानुपातिकको कुराकानी गर्दा समानुपातिक त अब होइन पछाडि पारिएका दलित अपाङ्गता भएका व्यक्ति सबैहरूलाई समावेश गर्नुपर्ने हो तर पनि अहिले अब यसमा पनि समावेशिताको ठाउँमा पनि आफन्त नातेदार होइन नजिकको मान्छेलाई राखियो भन्ने कुराहरू पनि आएको छ. यो दलितको सन्दर्भमा पनि त्यस्तै भएको हो
3: सही कुरो चाहिँ वास्तवमा यो समानुपातिक प्रतिनिधि भन्ने नै जुन समाजमा अपहेलित व्यक्ति जुन समाजबाट चाहिँ उठ्न नसकेका समुदायहरू सीमान्तकृतिहरू अथवा पछाडि परेको समुदायलाई नै ल्याउनको लागि नै समानुपातिक प्रतिनिधिको कुरा हो. तर विडम्बना भन्नुपर्छ यो पहिलो संविधान सभा के अरे पहिलो चुनावदेखि नै के अरे जसलाई उठाउनु पर्ने त्यसलाई उठाउनुको बदलामा चाहिँ राजनीतिक पार्टीका नेतृत्वमा बस्ने व्यक्तिहरूको चाहिँ आफन्तदेखि लिएर पैसा दिन सक्ने व्यक्तिले त्यसरी गरेको छु यो चाहिँ एकदमै गलत समानुपातिक प्रतिनिधिको चाहिँ जुन के अरे जुन एउटा असल नियतबाट चाहिँ सुरु भएको यो नीति थियो यसलाई चाहिँ गलत उसमा चाहिँ प्रयोगमा आएको हुनाले चाहिँ अब यो चाहिँ वास्तवमा हामीले चाहिँ फेरि यसको विषयमा पनि यो समानुपातिक प्रतिनिधिको पनि सही ठाउँमा लागू हुनु गराउनुपर्छ सही ठाउँ सही व्यक्तिले पाउनुपर्छ भन्ने विषयमा फेरि पनि राजनीतिक पार्टीसँग हामीले फेरि बस्न सुरु नगरी नहुने स्थिति आएको छ.
1: हजुर अब नेतृत्वमै दलितबाट पनि अगुवाई गरेर जुन नेतृत्वमै पुग्नुभएका हाम्रा दलित जति पनि हुनुहुन्छ होइन पहिलाका सांसदहरू पूर्व सांसदहरू उहाँहरू नै फेरि दोहोरिनु भएको छ उहाँहरूले नेतृत्वमा पुगेर पनि नेतृत्वको ध्यान आकर्षण गराउन नसकेको हो अथवा उहाँहरूले खेल्नुपर्ने भूमिकालाई यहाँले कसरी हेर्नुभएको छ?
3: अब अहिलेको यसपालिको चुनावमा चाहिँ पहिले पटक दुईपटकसम्म सांसद भइसकेको व्यक्तिहरूलाई समानुपातिको प्रतिनिधित्वमा पनि नदोहोऱ्याउने भने जुन नयाँ नीति लियो यो राम्रो नीति लिएको छ. त्यति बेला पनि अब पहिलो संविधान सभाको बेला बस्दै के अरे दोस्रो संविधान सभामा चाहिँ जब संविधान बन्यो त्यसपछि के अरे यो संविधान जोगाउनकै लागि भनौँ न के अरे बहुदली व्यवस्था जोगाउनकै लागि भए पनि, गणतन्त्र जोगाउनकै लागि भए पनि दलित समुदायले पनि आफ्ना धेरै मागहरूलाई के अरे कम्प्रोमाइज रूपमा छोडेको छ। र अहिले त्यति बेलाको समयमा पनि अब के अरे जुन संविधानमा दलित हक अधिकारहरू किटान भए, धारा 40 चाहिँ तपाईँको दलितको शिक्षा स्वास्थ्य रोजगारदेखि हरेक कुरामा चाहिँ के अरे प्रावधानहरू राखिएका छन्, ती प्रावधानहरूलाई अन्तिम समयमा गएर चाहिँ के अरे एउटा भनौँ न त्यो गलत सोचै भन्दा गलत नियतले चाहिँ हो त्यसलाई चाहिँ प्रत्येक उयोहरूमा चाहिँ बुदाहरूमा चाहिँ कानुन बनाएर भनेर जुन थपियो त्यसको विषयमा दलित सांसदहरूले त्यति बेला धेरै ठुलो विरोध गरेका हुन्। तर अब त्यही संविधान सभालाई चाहिँ जसै पनि अब दोस्रो पटक त जोगाउनै पर्छ, यसलाई चाहिँ फेल गराउन दिनु हुँदैन भन्ने अब त्यहाँ पनि संविधान सभामा एकदम पुरानो विचार राख्नेदेखि लिएर क्रान्तिकारी विचार राख्ने दुइटैको त्यतिकै उपस्थिति थियो। त्यसले गर्दाखेरि संविधान जोगाउनको नाममा पनि धेरै सभासदहरूले दलित सांसदहरूले आफ्नो हक अधिकारीहरू काटिएको देख्दा देख्दाखेरि पनि उनीहरूले कम्प्रोमाइज गर्नुपर्ने स्थिति चाहिँ आएको हो संविधान जोगाउनको लागि। तर त्यसपछि जुन अब यो तिन के अरे कानुन बनाएर लागू हुने जुन धारा 40 दलितको लागि सबभन्दा एउटा के अरे उपलब्धिमूलक जुन एउटा ऊ थियो धारा थियो, धारा 40 जति पनि 7 अधिकारहरू छन्, ती 7 अधिकारहरूमा चाहिँ कानुन बनाएर भनेर जुन एउटा चिन्ती पनि राखेको थियो, त्यो कानुन चाहिँ संविधान बनिसकेको 3 ती कानुनहरू बनेर चाहिँ लागू हुनुपर्ने हो। त्यो 3 लागू गराउने कुरामा चाहिँ त्यति बेला उपस्थित भएको सांसदहरू अब सङ्ख्या त पहिलेको अनुपातमा 51 बदलामा घटेर त्यो चाहिँ 39 मात्रै झरेको थियो, त्यति सांसदहरूले पनि त्यो 3 चाहिँ कानुन बनाउनेको लागि चाहिँ धेरै अलिकति अथक प्रयास गरेको भए के अरे त्यो राम्रो के अरे उपलब्धि हुन्थ्यो। त्यसको साथ

0: बचाउन सक्नु भएन, मुख्य कमजोरी चाहिँ त्यहाँनिर देखियो। त्यो कानूनहरू हजुर, त्यहाँनिर जुन त्यो कानून 3 वर्षभित्रमा बनाउनु पर्ने थियो, त्यो कानून अहिलेको अवस्था के छ? त्यो निर्माण भएको छ या छैन?
1: अहिले हामीले चाहिँ दलित समुदायको तर्फबाट यो के अरे कानुन बनिएन भनेर चाहिँ हामी सर्वोच्चमा के अरे मुद्दा हाल्यौँ, रिट हाल्यौँ, र सर्वोच्चले चाहिँ एउटा ऐतिहासिक रूपमा चाहिँ 3 महिनाभित्रमा चाहिँ यो दलित समुदायको धारा 40 उल्लेख भएको अधिकारहरूको लागि चाहिँ 3 महिनाभित्रमा चाहिँ कानुन बनाएर चाहिँ त्यसलाई चाहिँ लागू गरेको र त्यो कानुन बनाउनको लागि एउटा उच्च स्तरीय कमिटी समेत बनाएर चाहिँ त्यसलाई चाहिँ तुरन्त लागू गर्ने भनेर चाहिँ सर्वदलीय जुन ऐतिहासिक फैसला गरेको छ त्यो स्टेजमा पुगेको छ। अब विडम्बनै भन्नुपर्छ, ठ्याक्कै सर्वोच्चको फैसलापछि त हामी अब फेरि सबै नयाँ चुनावमा लागिहालेको छौँ, त्यो हामीले त्यो सर्वोच्चको फैसलालाई कार्यान्वयन गराउनुको लागि त फेरि संसदमा दुर्नु पऱ्यो। अहिले संसद नभएको अवस्था भएको हुनाले चाहिँ सर्वोच्च भएको जुन त्यो निर्णय छ त्यसलाई चाहिँ लागू गराउनमा चाहिँ हामी अहिले पछि के अरे
0: निष्क्रिय जस्तै भएको छ भनौँ न। अहिले अब एका उतातिर संसद पनि नहुँदा यतातिर तपाईँहरूका मुद्दा पनि ओझेलमा परे। हजुर, यो दलित आन्दोलनले नयाँ संविधानलाई ठूलै उपलब्धिका रूपमा पनि स्वीकारेको छ होइन? यो स्वीकारेसँगै यसका औपचारिक अनौपचारिक संरचना पनि लगभग निष्क्रिय भएका छन्। दलितका मुद्दा र संगठनहरूको उद्देश्य टुङ्गिएकै हो त?
1: टुङ्गिएको होइन, वास्तवमा त्यो अलिकति अलमलमा परेको हो। जसरी संविधान सभाको 72 चुनावपछि जुन नयाँ सरकार बन्यो, एउटा के अरे 2/3 बहुमतको सरकार बनेपछि यो सरकारले जति पनि संविधानमा उल्लेख भएका प्रावधानहरू छन् त्यसलाई चाहिँ के अरे तदारुकको साथ लागू गर्ने कानुन बनाउने कुरामा अगाडि बढ्छ भन्ने जुन हामीले विश्वास लिएको थियौँ, वास्तवमा त्यो त्यति बेलाको अब दलित अधिकारको लागि चाहिँ काम गर्ने राष्ट्रिय दलित आयोग जुन बन्यो, राष्ट्रिय दलित आयोग भन्दाखेरि पनि सिर्फ के अरे पार्टीका एक प्रकारले भनौँ न खास गरी दलित आन्दोलनसँग जोडिएका भन्दाखेरि पनि अथवा दलित आन्दोलनमा लागेका प्रखर व्यक्तित्वहरू भन्दा पनि बाहेक पार्टीको एउटै पार्टीको पार्टी पनि एउटै पार्टीको व्यक्तिहरूमा चाहिँ दलित राष्ट्रिय दलित आयोगको नियुक्ति भएर आए। त्यसको साथसाथै अर्को के अरे एउटा विकास समिति, दलित विकास समिति भनेर जुन दलितको छात्रवृत्तिको लागिदेखि लिएर चाहिँ एउटा एवेरनेस कार्यक्रमको लागि जुन सरकारको अर्को अलगै एउटा निकाय थियो, त्यस विकास समितिलाई पनि निष्क्रिय बनाउने काम भयो, वादी विकास समितिलाई निष्क्रिय बनाउने काम भयो। त्यसले गर्दा यो नयाँ जुन बहुमतको 2/3 भएको सरकारको बेलामा चाहिँ जुन जुन खालको आशा र भरोसा दलितले लिएका थिए त्यसमा चाहिँ सबै ठ्याक्कै फेरि पनि पुरानै उसमा चाहिँ फर्काउने हिसाबले चाहिँ सरकारको रोबाइहरू देखियो। त्यसले गर्दाखेरि अब विकास समिति अहिलेसम्म निष्क्रिय नै छ, राष्ट्रिय दलित आयोगले अहिलेसम्म जति पनि दलितका विपक्षमा भएका जति पनि थिचो मिचेका कुराहरू छन् अथवा हक अधिकारकै कुरा, अब यो कानुन बनाउने कुरामा पनि दलित आयोगले पनि धेरै काम गर्न सक्थ्यो, तर दलित आयोग पनि सिर्फ एउटै पार्टीको मात्रै यसमाथि पनि फेरि एउटै हुनु न, हामी करिब करिब 26 जातका दलित समुदायहरू 26 जात छन्, यसमध्येमा समानुपातिक रूपमा जुन तराईमा मधेसमा भएका दलितहरू, काठमाडौँ नेपाली दलितभित्र भएका दलितहरू र पहाडे मूलका दलितहरूको एउटा सम्मिश्रणको रूपमा चाहिँ आयोग बन्नुपर्ने, तर त्यो पनि एउटै जातको एकै क्षेत्रको चाहिँ व्यक्तिहरूबाट चाहिँ आयोग बनेर त्यो आयोग पनि कै प्रकारले अलिक के अरे निष्क्रिय रूपमा मात्र नभएर एउटा के अरे नामको लागि मात्रै थपना भयो जस्तो भएको छ। त्यसले गर्दा यो जुन बिचमा यो संगठन विघटन के अरे संविधान संसद विघटन हुनेदेखि लिएर यो जुन अस्थिर सृजना हो त्यो अस्थिरताले गर्दाखेरि पनि हाम्रो जति पनि हक अधिकारहरू चाहिँ ओझेलमा पर्ने र हामीले त्यसलाई चाहिँ मुखदर्शक भएर मात्रै हेर्ने अवस्था सृजना भएको।
0: हजुर, भनेपछि पहिलेको अवस्थामा भन्दा अहिले अवस्था झन् खस्किँदै खस्किँदै अवस्था गएको छ, त्यो पनि यहाँले भनिसक्नु भयो। राष्ट्रिय दलित आयोग लगायतका विभिन्न जति पनि दलितको हक अधिकारको लागि आवाज उठाउने पर्ने निकायहरू हुन् उहाँहरू अहिले सबै निष्क्रिय अवस्थामै पुगेका छन् भनौँ न होइन। अब यसका लागि तपाईँहरूले
1: अन्यलमा
0: के गर्ने के नगर्ने अथवा गर्न पनि उसले उसँग अधिकार नै छैन होइन काम गर्ने। हजुर, यस्तो अवस्था हुँदाखेरि चाहिँ अब चाहिँ कस्तो देख्नुहुन्छ तपाईँ नेपालको यो भनौँ न तपाईँहरूको आन्दोलन जुन जस्तो तरिकाले तपाईँ सुरु गर्नुभयो र अहिले जस्तो भइरहेको छ, यसले भविष्य अथवा भोलिको दिनहरू चाहिँ कस्तो हुन्छ होला जस्तो लाग्छ?
1: होइन, हामी अहिले अहिले तत्कालै हामी निराश हुने उसमा अवस्थामा छैनौँ। यो अब यो अहिलेको जुन मङ्सिर 4 गतेको चुनावपछि भनौँ न, अब मङ्सिर 4 गते जुन हिसाबले चाहिँ अब 3 जना राष्ट्रिय के अरे प्रतिनिधि सभा

0: केन्द्रीय स्तरमा चाहिँ प्रतिनिधि सभामा तिनजना मात्रै उठे क्यान्डिडेट छन् उठेको छन्। त्यसमा अब आशा गरौँ तिनैजना जित्छन् अथवा नहुन पनि सक्छ, तिनजनाको अब तिनैजना हार्न पनि सक्ने स्थितिपछि दलितहरूले अब प्रतिनिधित्वको लागि फेरि पनि नयाँ चिराबाट हाम्रो आन्दोलनलाई चाहिँ अगाडि बढाउनुपर्छ भन्ने कुरो राजनीति पार्टीमा लागेका केन्द्रीय नेताहरूले पनि अब अवश्य नै महसुस गर्नुहुनेछ। हामी के अरे सडकमा रहेका नागरिक समाजको तर्फबाट यसमा हामीले चाहिँ एक प्रकारले एउटा स्ट्राटेजी नै बनाइसकेको छौँ, चुनावपछि हामी फेरि आफ्नो आन्दोलन समीक्षा गरेर फेरि पनि यो समानुपातिक प्रतिनिधि र जुन आरक्षणको पनि कुरा गर्नुहुन्छ भने अहिले भर्खरै पनि यो के अरे समावेशी आयोगले नेपालमा भर्खर भर्खर सुरु भएको 8-10 वर्षभित्र मात्रै 8-10 वर्षबीचमा मात्रै अलिकति राम्रोसँग लागू भएको चाहिँ आरक्षण नीति छ। त्यो आरक्षण नीति पनि फेरि तरमारा वर्गहरूले अथवा क्रिमी लेयरले मात्रै खायो भन्ने हिसाबले चाहिँ आरक्षण ठिक छैन भन्ने हिसाबले चाहिँ एउटा नयाँ एउटा षड्यन्त्र सुरु गरेका छन्। यी सबैको विरोधमा आरक्षणलाई केही वर्ष हाम्रो सम्पूर्ण दलित समुदायहरूले आरक्षण मागेको कुरा चाहिँ दलितले मात्र नभएर पछाडि परेको सबै समुदाय महिलाहरूले सबै अहिले जो आरक्षणको कुरा छ सबै समुदायलाई करिब करिब समानुपातिक रूपमा नै वितरण भएको छ। यसलाई अझै के अरे सही व्यक्ति ठाउँमा चाहिँ जसलाई आवश्यक छ त्यसलाई मात्रै दिने र यो आरक्षण भन्ने कुरो चाहिँ केही वर्ष 20 वर्ष 15 वर्षभित्रमा त्यसलाई चाहिँ त्यसको चाहिँ रिभ्यू गरेर आरक्षणको एउटा स्टाटसमा चाहिँ पछाडि पढेको समुदायहरू दलितहरू महिलाहरू जनजातिहरू त आइसकेपछि त्यसलाई चाहिँ सधैँको रूपमा हामीले जति समुदायले माग गरेको थियो यो आरक्षण भन्ने सधैँको लागि चाहिन्छ भन्ने हामीले माग गरेको थियौँ। कमसेकम एउटा स्टाटसमा हाराहारीमा पुग्न सक्ने मात्रै आधार तयार भएपछि हामी आरक्षणको के अरे रोक्न पनि हामी तयार छौँ। तर त्यसलाई लागू हुने भर्खरै 9-10 वर्षको बिचमा भर्खर भर्खर 2-4 जना सेक्सन अफिसर देख्न चलाएका छन्, भर्खर भर्खर 2-4 जना चाहिँ के अरे डक्टरहरू पढ्न पाइरहेका छन्। यस्तो अवस्थामा अहिले नै तत्कालै चाहिँ यो चाहिँ ठिक भएन भनेर के अरे त्यसलाई चाहिँ हटाउनुपर्छ भन्ने आरक्षणलाई हटाउनुपर्छ भन्ने हिसाबले जुन एउटा समावेशी आयोगले चाहिँ एउटा षड्यन्त्र सुरु गरेको छ यी सबैको विरोधमा चाहिँ एक प्रकारले फेरि नयाँ सिराबाट नागरिक समाज पार्टीका लागेका भातृ सङ्गठन तथा के अरे राजनीति नेतृत्वमा भएका संसदमा भएका सांसदहरूलाई पनि सँगै राखेर चाहिँ हामी नयाँ हिसाबले चाहिँ आफ्नो हक अधिकारलाई सुनिश्चित गराउनलाई त्यसलाई चाहिँ लागू गराउनको लागि हामी प्रयत्नशील हुन्छौँ। यो एउटा अनुभव हो, यो अनुभवले हामीलाई चाहिँ फेरि नयाँ हिसाबबाट चाहिँ आन्दोलनलाई चाहिँ परिचालन गर्ने एउटा शिक्षा दिएको छ हामीले चाहिँ महसुस गर्यौँ।
1: हजुर, नयाँ कुरा महसुस दिलायो भनेपछि अब दलितभित्र पनि दलित महिलाहरूको अवस्थाको कुराकानी गर्दा तिनजना मध्ये एकजना हुनुहुन्छ है, अञ्जना बिसङ्के हुनुहुन्छ। हजुर, अब यो खासमा दलित सहभागिता सँगसँगै दलित महिलाको दलित भित्रै पनि महिला सहभागिताको कुराको लागि यहाँहरूले चाहिँ कस्तो पहल थाल्नुहुन्छ?
0: हाम्रो आन्दोलन अब अगाडि आउने आन्दोलन हाम्रो दलितको मात्रै नभएर महिलासँगै जोडेर हामी लाँदैछौँ। दलित समुदायभित्रका पनि महिलाहरूको पनि त्यही हालत छ भनेपछि आम राजनीतिक उसमा पृष्ठभूमिमा आएका महिलाहरूको पनि त्यही हालत छ। तर कमसेकम समानुपातिक रूपमा उनीहरूलाई चाहिँ 33% चाहिँ ग्यारेन्टी नै भएको हुनाले अहिले अब प्रत्यक्ष रूपमा जितेर नआए तापनि समान के अरे समानुपातिकबाट चाहिँ महिलाहरू 33% त अनिवार्य रूपमा पुग्नुहुन्छ। त्यसमा नेपाली दलित महिलाहरू पनि पुग्नु नै हुन्छ। खास गरी अब समस्या अहिले तत्काल देखेको चाहिँ के छ भने यो 33% महिलालाई पुर्याउनु पर्दाखेरि चाहिँ पुरुषहरू चाहिँ समानुपातिक प्रतिनिधि आउँछन् भन्ने कुरो अहिले नै भनौँ न आउन नसक्ने स्थिति हामीले देखिसकेको छौँ। त्यसकारण यसको लागि चाहिँ फेरि पनि हामीले महिलाहरूसँग पनि प्रत्यक्ष रूपमा पनि महिलाहरूलाई चाहिँ त्यहाँनिर बनाउनुपर्छ भन्ने जुन हामी चाहिँ आन्दोलन छौँ। यो पछाडि परेको सबै समुदायसँग चाहिँ हामीले सहकार्य गरेर नै आन्दोलन अगाडि बढाउनुपर्ने हुन्छ र तत्काल देखिएको चाहिँ महिला र दलितहरूको चाहिँ समस्याको लागि हामी एकजुट भएर अगाडि बढ्नेछौँ।
1: हजुर, यो विद्यमान निर्वाचन प्रणालीले दलित समुदायको जुन राजनीतिक प्रतिनिधित्व पूर्ण रूपमा कायम गर्न सक्छ कि सक्दैन त?
0: अहिलेको यही हिसाबले नै यही परम्परा यही नै राजनीति पार्टीहरूको सोच होइन आम के अरे समाजको पनि यही नै उ भने यही खालको चाहिँ सोच कायम रह्यो भने फेरि पनि दलितहरू अथवा महिलाहरू चाहिँ चुनावभित्र आउन सक्दैनन्। त्यसकारण दलित समुदायले त्यति बेला संविधान सभामा उठाएकै कुराहरू फेरि पनि कमसेकम केही समयको लागि महिलालाई दलितहरूलाई चाहिँ एउटा के अरे निश्चित एकपटकको चुनावमा चाहिँ निश्चित क्षेत्रमा चाहिँ महिलालाई दलितलाई महिलामा के अरे प्रतिष्ठा गर्ने दलित दलित मात्रै प्रतिष्ठा गर्ने खालको एउटा हामीले त्यो मोबाइल चुनाव के अरे निर्वाचन क्षेत्रको माग अगाडि सारेको थियौँ त्यति बेला संविधान सभाको टाइममा। त्यही कुरालाई नै फेरि पनि अगाडि नसारिकन अब फेरि पनि यही नै परम्परा रहने हो भने फेरि महिला पनि आउन सक्दैन, दलितहरूको चुनावभित्र आउन सक्दैन। त्यस अवस्थामा चाहिँ हामीले त्यति बेला उठाएको के अरे माग चाहिँ मोबाइलको रूपमा चाहिँ एकपटकको चुनावमा चाहिँ एउटा क्षेत्रबाट दलितहरू आउने, अर्को पटकको चुनावमा चाहिँ अर्को क्षेत्रबाट दलितहरू आउने, उनीहरूको समानुपातिक रूपमा चाहिँ त्यसरी चाहिँ क्षेत्र निर्धारण गर्नुपर्छ भने हामीले जुन माग अगाडि सारेको छौँ त्यसलाई पनि हामी मूल मुद्दाको रूपमा अगाडि बढाएर लिएर जान्छौँ।
1: हजुर, मुख्य रूपमा अब यहाँले माग राख्दै आन्दोलन गर्दै यहाँसम्म पुग्नुभयो होइन, अहिलेसम्म पनि यहाँले भनौ न एउटा जिल्लाबाट मन्दिरको यात्रा, मन्दिर प्रवेश गरेर आफ्नो आन्दोलन शुरू गरेर यहाँसम्म अहिले दलितका हक अधिकारको माग गरिराख्नु भएको छ। अब दलित मुक्तिका लागि यहाँले देखेको अबका उपायहरू के हुन्?
0: एक त यो राजनीतिक प्रतिनिधित्वको लागि सुनिश्चित हुनु पर्यो। केही वर्षको लागि यो शिक्षा स्वास्थ्यमा के अरे शिक्षामा खास गरिकन उच्च शिक्षामा चाहिँ अनिवार्य रूपमा चाहिँ उनीहरूलाई कोटा जुन निर्धारण गरेको छ त्यसलाई त अब क्षतिपूर्तिको रूपमा पनि अब अलिकति संख्या बढाएर पनि उनीहरूलाई शिक्षा दिनुपर्छ। त्यसको साथसाथै दलित समुदायको त आर्थिक सामाजिक हरेक क्षेत्रमा नै उनीहरूको चाहिँ के अरे पछाडि परेको के अरे समस्याग्रस्त भएको हुनाले शिक्षा स्वास्थ्य रोजगारी रहेर उनीहरूको चाहिँ भूमिहीन दलितहरूलाई चाहिँ भूमि उपलब्ध एकपटकलाई भूमि उपलब्ध गराउने यी समस्या जुन चार पाँचवटा एजेन्डाहरू हुनु यो समस्या चार पाँचवटा एजेन्डालाई चाहिँ सँगसँगै चाहिँ सरकारले चाहिँ एउटा के अरे त्यसलाई चाहिँ नीतिकै रूपमा अगाडि सारेर चाहिँ त्यो लागू गरेको खण्डमा चाहिँ धेरै छिटो छिटो नै यो समस्या समाधान हुन्छ। र खास गरी अहिले पनि हामीले बुझ्नुपर्ने महसुस गर्नुपर्ने मूल कुरा चाहिँ के छ भने राजनीतिक पार्टीमा भएको स्रोत र स्थायी सरकारमा किनभने स्थायी संरचनामा जुन भनौँ न सरकारी कर्मचारीमा त उच्च तहमा रहेको जुन सरकारी कर्मचारीको नीति निर्माण बनाउने ठाउँमा बसेका सरकारी कर्मचारीहरूको चाहिँ यो समस्यालाई महिलाको समस्यालाई दलितको समस्यालाई चाहिँ तुरुन्तै नै के अरे हटाउनको लागि उनीहरूले पहल गर्नुपर्छ र त्यसलाई चाहिँ उनीहरूको मूल एजेन्डा बनाउनुपर्छ भन्ने हिसाबले नै हामीले एउटा नीति निर्माण गर्ने तहमा चाहिँ हामीले यसको कुरा राख्नुपर्छ।
1: हुन्छ पदमज्यू, आफ्नो व्यस्तताको बावजुद यहाँले आफूलाई समय दिनुभयो हामीलाई र अहिलेको यो निर्वाचनमा अथवा दलित राजनीतिमा दलितको सहभागिताका विषयमा हामीलाई कुराकानी गर्ने अवसर दिनुभयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। आज हामीले राजनीतिमा दलित सहभागिताको विषयमा लामो समयदेखि दलित अधिकारको क्षेत्रमा आवाज उठाउँदै आउनुभएका दलित अधिकार कर्मी पदम सुन्दाससँग कुराकानी गर्यौं। हस्त, नेपाल चौतारीको अर्को अङ्कमा निर्वाचनसँग सम्बन्धित अर्को महत्वपूर्ण विषयका साथ हामी मंगलबार आउने नै छौं। तबसम्मका लागि आजका अतिथि उत्पादन टोली लगायत कार्यक्रम सुनेर साथ दिनुहुने तपाईलाई धन्यवाद। कार्यक्रमबाट म पनि बिदा हुन्छु। तपाईको आजको दिन शुभ रहोस्। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 86
2: आयुष
3: हजुर दाइ
2: ऊ मेरो ब्यागमा ग्रिप टेप छ देऊ त
3: कता छ त खै
2: त्यहाँ होइन त्यता होइन भने उतापट्टि के त्यो साइड जेबमा हेर न उताको सानोमा
3: ए लिनुहोस्
2: ल अब यो ब्याट समाउँ त एकछिन म टेप मिलाउँछु
3: हस् हस् यो ग्रिप त मेरो ब्याटमा पनि लगाउनु पर्छ क्या हो रन्दै मेरो पनि हल्का लुज भयो जस्तो भइरहेछ
2: तिम्रो ब्याटको ग्रिप टाइट गर्ने भन्दा पनि ग्रिप नै चेन्ज गर्ने देखाएको छु है मैले त
3: चेन्ज त गर्ने तर
2: तर तर के
3: पैसा पनि हुनु पर्यो नि दाइ
2: ए अनि अस्ति दिएको पैसा सिद्ध्यायौ
3: अँ धेरै ठाउँ तिर्नुपर्ने थियो सकियो नि दाइ
2: ए अनि भन्नुपर्छ नि त अब नयाँ ब्याट नै लिदिउँला म तिमीलाई
3: होइन दाइ ठिकै छ पर्दैन अहिलेलाई स्ट्रोक पनि राम्रै बसिरहेछ म यसैले खेलिहाल्छु नि
2: के भयो त ब्याट किन्नलाई कति नै पर्छ र
3: पहिलेकै पैसा बाँकी छ
2: त्यो त देउनी बिस्तारै साँच्ची तिम्रो त्यो कुन पसलमा काम मिल्ने कुरा गरेको थियौ त के भयो
3: त्यो अब दुई चार दिनपछि हुन्छ कि भयो भने त्यहाँ मेरो गाउँको अङ्कल हुनुहुन्थ्यो अचेल फेरि गाउँ जानु भएको रहेछ अब अङ्कल आएपछि हुन्छ होला
2: ए अनि जब मिलेपछि प्र्याक्टिस कसरी गर्छौ त
3: भयो भने त टाइम मिलाइहाल्छु नि
2: जे गरे पनि प्र्याक्टिस छाड्न चाहिँ पाइन्न है
3: त्यस्तो अप्ठ्यारै त नपर्ला तैपनि म टाइम मिलाइहाल्छु नि
2: ल म यो टेप तन्काउँछु तिमी बिस्तारै ब्याट घुमाउनु है
3: हुन्छ हुन्छ
2: ल ल भ अनि आयोस् हिजो किन नआएको तिमी
3: खासमा रोहन दाइ हिजो हामी भ्युटारतिर गएको थियौँ त्यही भएर हेर्नु न आउनै भ्याइन भने
2: ए भनेपछि गेम छोडेर घुम्न पो हिँडेको अनि कोसँग गएको त
3: त्यही बहिनीहरूसँग
2: को बहिनी हुन् फेरि आफ्नै बहिनी हो
3: हजुर दाइ गाउँबाट आइरहेको थिएँ त्यही भएर
2: अनि यसरी प्र्याक्टिसै छाडेर घुम्न जान्छन् त
3: अब बहिनीले जाउँ कि जाउँ गर्न थालेपछि एक दिन त हो भनेर लगिदिएको
2: तिमीले अहिलेसम्म एउटा कुरा चाहिँ मेन्टेन गर्न सकेनौ क्या आयुष
3: के कुरा रोहन दाइ
2: तिमी यहाँको क्षेत्रीय खेलाडी अब राष्ट्रिय खेलाडीको दावेदार तिमी हो कि होइन भन त
3: हजुर हजुर
2: अनि भोलिको राष्ट्रिय खेलाडी यस्ता बच्चा बच्चीले जता भन्छन् त्यतै हेरिदिने त्यो पनि मलाई नभने
3: अब भाइ बहिनीको लागि हल्का त गर्नु पर्यो नि दाइ त्यही भएर
2: त्यो त त्यो रोजिना खुसबुहरूलाई जिम्मा दिएर भइहाल्थ्यो नि उनीहरूले घुमाइदिइहाल्थे
3: अब दाइलाई के झुट बोल्नु आफूलाई पनि घुम्न मन लागिरहेको थियो र
2: तिमीलाई त्यस्तै घुम्न मन लाग्यो भए मलाई भने भए भइहाल्थ्यो नि सिनियर खेलाडीसँग घुम्दा तिम्रो पनि भ्यालु बढ्थ्यो हो कि होइन भन त
3: त्यो त हो दाइ
2: तिमीलाई एउटा कुरा भन्छु मान्छौ त
3: के कुरा भन्नु न
2: मान्छौ भने भन्छु नत्र भन्दिनँ है
3: पहिला भन्नु न
2: आउने शनिबार हामी घुम्न जान थालेछौँ तिमी पनि जान्छौ त
3: हामी भन्नाले को को जाने हो र
2: त्यही जागृति क्लबको साथीहरू हो जान्छौ
3: भइगयो दाइ मैले त्यहाँ त्यति चिने पनि छैन
2: ल म छँदैछु नि तिमीले चिनेको मान्छे
3: त्यत्रो ग्रुपमा तपाईँ एकजनालाई चिनेर भयो त त्यसरी त के रमाइलो नै हुन्न भने
2: त्यसो भए यसो गरौँ नि त
3: के
2: तिमी र म मात्रै जाउँ म बाइकको व्यवस्था गर्छु हुन्छ
3: दुईजना मात्रै
2: के भयो त शुक्रबार बेलुका बाइकमा जाउँला अनि शनिबारसम्म मजाले घुमेर यसो दुईजना रमाइलो गरौँला अनि फर्क्यौँला हुन्न
4: धन्न लागेन नगर है नगर अघिदेखि नगर भने भनेको छु मान्ने होइन
5: ढोकामा उभिनु मलाई तपाईँ झ्याममा लातले हान्छु
4: अचार बनाउनु लागेको देखिन घरि के भन्छ घरि के भन्छ
5: नाइ हजुरआमा झुकेर लाग्यो हो के सरी के नकुट्नु
4: नगरे बाबु भन्दा भन्दै खुब गोल र कोल भन्दै उफ्रेर मेरो नाकको डारी र चस्मा दुबै भाँच्ने गर्छ
6: के को हल्ला हल्ला हो
4: मेरो नाक र चस्मा दुबै भाँच्दियो नि तेरो छोराले ए गदाले हो यहाँ हेर्दै हेर रगत आयो कि क्या हो हेर्दै यहाँ नाका
6: खै छैन छैन
4: चस्मा पनि फुटाइदिएर के गर्नु
6: ए फुट्यो भने त होइन रहेछ नि, सिसा मात्र फुत्किया रहेछ कि आमा।
4: फुट्या भए चाहिँ खुसी हुँदो होस् नि त, आफ्नो चकचकी छोरालाई गाली गर्नु सर्नु छैन।
6: केटाकेटी हो, खेल्न कुद्न त खोजिहाल्छ नि, आफै जोगिएर बस्नुपर्छ नि त, कि त तल आँगनमा गएर खेल भन्नुपर्छ नि त।
4: अँ भन्या मान्छ नि तेरो छोरोले, यसको बलसल काटेर अनि भुङ्रे खोला लगाएर बगाइदिन्छु म अनि।
6: सन्देश, तँ त्यहाँ बसेर टुलु टुलु नहेर त, जा बल भित्र लगाएर कोठामा बस जा। अब केटाकेटीलाई रिसाएर तर्साएर कुटेर तह लगाउन सकिँदो रहेछ भन्ने देखिहाल्नु भयो आमा, अब फेरि अझै कुट पिट भन्नुहुन्छ त।
4: त्यही त, अब जति बदमासी गरे पनि ठिक गरिस् बाबु भन्नु पर्ला।
6: देख्नु भएन, मैले बल नकिन्दिएपछि घरको भए जति मोजा बटुलेर आफै बल बनाएछ ऊ, त्यही भएर बल किन्दै हो कि आमा। अब टक्क लाएर खेल्दा लाग्यो होला, जानेर आने त पक्कै होइन।
4: ए लो, किन मेरा कुनै पनि जोर जुराब छैनन् भनेको त, त्यसले सबै बटुलेर भोक बनाइदिएछ। ए राम हो, सकिन यो चाउरे गुनासँग के भनेदेखि कति पुलपुल आउँछस् क्या अरू यसलाई तैँले।
6: अरे शिव, त्यस्तो पुलपुल ल्याएको पनि होइन नि आमा, अलिकति माया गरेपछि सुत्रिन्छ कि भनेर पो हो त।
4: तेरा मायाले कुन दिन टाउ कहाँ टेक्छ अनि थाहा पाउँछस्।
6: अब चुटेरै कराएरै चिच्याएरै धम्क्याएरै पनि त केही उपाय हुँदो रहन्छ त आखिरी।
4: कराउनु परेन त गल्ती गरेपछि, गल्ती गर्दा त चुट्ने नै हो, याद होस् न जिन्दगीभर। उही के भनेदेखि हिउँ खेपेको बाली सप्रिन्छ, चोट खेपेको मान्छे सप्रिन्छ।
6: सप्रियो खुब चोटले, चकचक गरे भनेर तल जगत दाइकोमा छोरीहरूलाई ठुलो स्वरो गरेको कहिले सुन्नु भएको छ तपाईँले?
4: अर्काले जे गर्यो त्यही गर्नुपर्छ हामीले, के भनेदेखि कसैको डरै नभएपछि केटाकेटी छाडा हुन्न। तिमीहरू सुध्र्या त्यसै गरी होइन?
6: अब सुध्र्यौँ कि के भयो त्यो त थाहा छैन, तर बाको अनुहारमा सिधा आँखाले हेर्नु समेत दसैँको टिका थाप्ने दिन कुर्नु परेको पीडा तपाईँलाई पो के थाहा। हामीलाई पनि बाले मायाले काखमा राखिदिउन् झैँ त लाग्दो हो नि।
4: त्यति नगरेको भए तिमीहरू आज कस्ता पो भइसक्थ्यौ, हाम्रा पाला जस्तो अहिलेका केटाकेटी भइदिए कसरी केही दुःख पाउनथे।
6: हाम्रा पाला हाम्रा पाला हाम्रा पाला, तपाईँको पालाको कुरा छोडिदिनुहोस् है आमा। अब केटाकेटी सुधार्ने नाममा तपाईँ र तपाईँका पालाका कुरा सुन्नाले धेरै दुःख पाइसकेको छु यहाँ मैले, अब हामीलाई हाम्रै पाला अनुसारको काम गर्न दिनुहोस्, बुझ्नुभयो?
7: छिटो आइज भने।
8: एकैछिन के आमा,
7: कति एकछिन एकछिन भन्छ है, खुरुक्क आइज न।
8: कति गरेर होला क्या
7: बाबु। ओ हरिस, कति बोलाइसके, किन नआएको भन् त? ल हेर, यति बेलासम्म मुख छोपेर सुतिरहेछ, ल उठ त, 11 बज्न लागिसक्यो, घडी हेर त।
8: नगराउनु न आमा,
7: भात सेलाइसक्यो, छिटो उठ्न भने।
8: तपाईँ खानु, म एकछिनमा खान्छु।
7: अब घरमा जा, अब दुईजना छौ, त्यही नै एक्लै एक्लै खानु। उठ उठ, उठेर मुख सुख धो, ल छिटो गर, म भात पस्किन्छु, उठै उठ।
8: मलाई अहिले भात खाने मन लागेको छैन,
7: खसीको मासु पकाएको छु क्या।
8: होस्
7: ल हेर न, फेरि झन् उसलाई मनपर्छ भनेर बिहानभरि कुरेर साइलाको पसलबाट एक भाग मासु लिएर आएको छु। हिजो नै खबर नगर्नेलाई नदिने भन्दै थियो, बल्ल बल्ल ल्याएको, मिठो पारेर भुट्या छु। ल बाबु हिँड त।
8: कति के चिज गरे होला, खान्न भने सुन्नुहुन्न।
7: नखान त नखा, अब त नखाने भए म पनि खान्न, दिनभरि भोकै बस्छु।
8: बिहान बिहानै ल्याङ नगर्नु न आमा, मान्छेको टाउको दुखेर उठाउन नसक्ने भएको छ।
7: आफूले धान्नै नसक्ने गरेर रक्सी खाएर आएपछि दुख्दैन त?
8: धान्नै नसक्ने गरेर कसले खायो हौ?
7: हिजो बेलुका कस्तो हालतमा घर आएको थिइस् थाहा छ तँलाई? अजयले बल्ल बल्ल घर ल्याइपुर्याइदिएको भन्दै थियो।
8: जे पनि भन्छ नि,
7: त्यही त, मैले त देखेकै छैन, तँ आज भोलि कस्तो भएको छस् भन्ने कुरा मलाई थाहा नै छैन।
8: फेरि कराउनु थाल्नु भयो।
7: चाहिने कुरा गर्दा त तँलाई कराएको भइहाल्छ नि होइन?
8: ल ल हो, तपाईँले जानु।
7: मैले तँलाई कति सम्झाउनु भन् त बाबु, एउटी केटीको लागि तैँले आफ्नो यसरी भविष्य बिगार्न मिल्छ भने तँ आफै भन् त।
8: के गरेको छु र मैले,
7: अझ के गरेको छु र भन्छ। आजकल तँ पहिला भन्दा कति फरक भएको छस्, खालि सुतेको छ, अल्छी भएको छ, अब पढ्न जानु पनि छैन, अब अचेल भोलि त झनै रक्सी धोकेर आउने गरेछस्, यसरी कति दिनजेल चल्छ बाबु?
8: आमा चले चलोस् नचल नचलोस् छोड्नु के।
7: हेर बाबु, हुने कुरा भइसक्यो, अब बितिसकेको कुरालाई कतिन्जेल सम्झेर बस्छस् भन् त।
8: आमा, सम्झन्छु भनेर कसले सम्झने हो र, बिर्सनु पनि सक्नु पर्यो नि।
7: दत्त, छोरो मान्छे भएर पनि यस्तो कुरा गर्ने हो? त्यस्ता जाँदा केटीलाई बिर्सन सक्दिन भनेर हुन्छ?
8: तपाईँले भने जस्तो सजिलो छैन क्या आमा।
7: गाह्रो पनि छैन, सम्झने पर्ने के नै गुण छ र त्यसमा? सारा गाउँलेको अगाडि बेजत गरिहाले, त्यस्ताका लागि मोरी मेटेर हुन्छ? हेर हरिश, त्यो कुसुम स्वार्थी छ भन्ने कुरा त मलाई पहिल्यै थाहा थियो। मैले तँलाई पहिले नै भनेको होइन त्यसको सङ्गत नगर भनेर?
8: फेरि त्यही सुरु नगर्नु न त।
7: अनि त किन कुरा बुझ्दैनस् त? कुचोले बढाल्न पर्ने कसिङ्गर हावाले उडाएर लग्यो मलाई त। तँ त्यो केटीबाट टाढा भएको भएर आनन्द भएको छ। तँ पनि पिर नगर, आफू राम्रो हुनुपर्छ, त्यस्ता केटी त कति पाइन्छ कति।
8: ल ल, थपाल जानु, म एकछिन सुत्छु।
7: पर्दैन पर्दैन, उठ। खालि कोठामा थुनेर बसेर हुन्छ? भात खाएर बाहिरतिर निस्केर आइज।
8: कति जान्न म, जसले पनि मलाई नै हेरे जस्तो लाग्छ। केटीले छोड्या केटा हुनु सबैतिर बेइज्जत भएको छ। अस्ति त बलराम जडियासम्म हाँस्दै थियो।
7: त्यसो भनेर घरभित्रै थुनिएर बस्ने त?
8: आमा, बरु म इन्डिया जान्छु, तपाईँ बुबालाई लिन आउनु भनेर भनिदिनु न।
7: बुवाको भन्ने बित्तिकै छुट्टी मिल्छ?
8: त्यसो भए म एक्लै जान्छु।
7: त यहाँ मसँग हुँदा त यस्तो तालछ, त इन्डिया गइस् भने त के हाल गर्छस् भन् त? अब तेरो बुवाले तँलाई टाइम दिन सक्नुहुन्न?
8: तपाईँहरूले ध्यान दिनुपर्ने, म बच्चा हो र।
7: त जे सम्झी हरिश, तेरो यस्तो स्थितिमा म तँलाई कुनै पनि हालतमा इन्डिया जान दिन्न।
8: आमा, तपाईँलाई म बाँचेकै हेर्न मन छैन हो।
9: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
10: गत हप्ता सोधेको प्रश्न थियो, कुसुमको पुनः विद्यालय जाने निर्णय सही हो कि गलत? यसको सही उत्तर हो सही। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत रामेछापबाट माया खड्का, दैलेखबाट जंग मगर, रोल्पाबाट धनचारी बस्नेत र बैतडीबाट उत्तम पार्की विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, छोरा छोरीलाई रंग र प्रकार छुट्याएर सामान किनिदिने चलन सही हो कि गलत? प्रश्न फेरि एकपटक, छोरा छोरीलाई रंग र प्रकार छुट्याएर सामान किनिदिने चलन सही हो कि गलत?
11: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तोता इन्द्र सराखड्का।
1: नमस्कार, विविध विचारको मतानी नेपाल चौतारीमा स्वागत छ। एन्टेना फाउन्डेशनको प्रस्तुति नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार विभिन्न विषयमा छलफल गर्ने गर्दछौ। मंगसिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आउन अब 37 दिन मात्र बाँकी छ। अहिले गाउँघरदेखि शहर बजारसम्म चुनावी माहौल छ। हामी पनि नेपाल चौतारीमा निर्वाचनसँग सम्बन्धित विविध विषयमा छलफल गर्दै आइरहेका छौं।
2: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना FNबाट पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारी ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल बाँधसँगको सहकार्यमा तयार भएको हो। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका पनि कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। यदि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013456 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्ना विचार लेख्न सक्नुहुन्छ।
1: 2046 सालको जनआन्दोलनपछि 2047 सालमा संविधान जारी भयो। यही संवैधानिक व्यवस्था अनुसार 2048 सालमा निर्वाचन भयो। यो निर्वाचनलाई नेपालको संसदीय राजनीतिक इतिहास मानिन्छ। 2048 साल यता 6 संसदीय चुनाव भइसकेका छन्। आगामी मंगसिर 4 गते 7 चुनाव हुँदैछ। हाम्रो क्षेत्रमा कुन पार्टीबाट को व्यक्ति उम्मेद्वार बने भन्ने कुरा तपाईँ हामी सबैलाई थाहा भइसकेको छ। अब कसलाई भोट दिएर जिताउने त्यो पनि तपाईँ हाम्रै हातमा छ। हामी चुनावीमय अवस्थामा छौं। यस्तो अवस्थामा तपाईँ हामी नागरिक, राजनीतिक दल, सरकारी कार्यालय, विभिन्न संस्थाले के गर्न मिल्छ या के गर्न मिल्दैन, आज हामी निर्वाचन आचार संहिता र कार्यान्वयनको सवालमा निर्वाचन आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालसँग कुराकानी गर्दैछौ। अर्याल सर, यहाँलाई स्वागत छ।
3: धन्यवाद, नमस्कार।
1: आराम हुनुहुन्छ?
3: ठीक छ
1: हजुर। निर्वाचनको अब निर्वाचनको समय नजिकिँदैछ, एकदमै व्यस्तता होला है?
3: एकदम ठिक भन्नुभयो हजुर।
1: हजुर, अब हामी यो निर्वाचनको समयमा हुँदा, अब निर्वाचन आउन 37 दिन मात्र बाँकी छ, यस्तो अवस्थामा निर्वाचन आयोगले आचार संहिता पनि लागू गरिसकेको छ, हामी नागरिक अनि राजनैतिक दलका प्रतिनिधि लगायत विभिन्न व्यक्तिले यस्तो अवस्थामा हामीले के गर्न पाउँछौ, के गर्न पाउँदैनौ, आचार संहिता त्योभन्दा अगाडि हामी सबै नागरिकले सजिलै तरिकाले बुझ्ने गरेर यो आचार संहिता के हो, किन लागू गरिन्छ, यसको बारेमा सजिलो सबैले बुझ्ने गरेर बताइदिनुहोस् न।
3: सर्वप्रथम एकदमै समसामयिक विषयमा छलफल गर्न एन्टेना फाउन्डेसन नेपालले नेपाल चौतारी कार्यक्रममा आमन्त्रण गर्नुभयो। यहाँ लगायत यस एन्टेना फाउन्डेसन नेपाल र नेपाल चौतारी समूहलाई चाहिँ म विशेष हार्दिक आभार व्यक्त गर्न चाहन्छु, अभिवादन व्यक्त गर्न चाहन्छु। साथै आजको यस कार्यक्रममा यो रेडियो FMबाट चाहिँ जोडिनुभएका सम्पूर्ण आदरणीय श्रोता दर्शकहरूलाई पनि म निर्वाचन आयोगको तर्फबाट स्वागत गर्दै उहाँहरूलाई अभिवादन गर्न चाहन्छु। विषयवस्तुहरूको बारेमा यहाँहरूलाई के विषयमा हामी छलफल गर्न गइरहेका छौँ भन्ने कुरा पनि अलिकति उद्घोषकज्यूले प्रकाश पारिसक्नुभएको छ। हामी अब आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन 2079 सन्दर्भमा, त्यसमा पनि यो निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, विश्वसनीय, मर्यादित, भयरहित, मितव्ययी बनाउनको लागि चाहिँ के कस्ता व्यवस्थाहरू गरिएका छन्, के प्रयासहरू गरिएका छन्, नागरिकको स्तरबाट, मतदाताको स्तरबाट, राजनीतिक दल, उम्मेद्वार, नागरिक समाजदेखि सबै सङ्घ संस्थाहरूको तर्फबाट के कुराहरू गर्नुहुन्छ, के गर्नुहुन्न भन्ने कुराहरूमा रहेर, त्यस विषयमा रहेर हामी चाहिँ छलफल गर्नेछौँ, जुन विषय हुनेछ निर्वाचन आचार संहिता। सर्वप्रथम यो निर्वाचन आचार संहिता भन्ने शब्दले नै धेरै कुराहरूलाई प्रष्ट पार्दछ। आचार आचार विचार अथवा एउटा आचरणसँग जोडिएका विषयहरू नै आचार संहितामा समेटिएका विषय हुन्। यसमा कुनै पनि व्यक्ति, संस्था, निकाय, पदाधिकारीले के गर्नुहुन्छ, के गर्नुहुन्न भनेर एक खालको सूचीबद्ध गरिएको एउटा संहिता हो, एउटा शास्त्र हो, विधा हो, र यो एउटा नैतिक बन्धन पनि हो। यसलाई बढी मात्रामा नैतिक बन्धन भनिन्छ, अथवा यो नीतिगत कुराहरूसँग जोडिया छ, नैतिकतासँग जोडिया छ, र यसको पालनाले नैतिक पक्ष सबल हुने, यसको अब पालना गरिएन भने नैतिक पक्ष कमजोर हुने, यसको अवलम्बन हुने भएर समाजमा एक खालको असन्तुष्टि देखा पर्न सक्छ। त्यसैले निर्वाचनको क्रममा पनि त्यहाँ प्रतिस्पर्धा हुन्छ, प्रतिस्पर्धामा चाहिँ अब जाहेर तरिकाले प्रतिस्पर्धा भयो भने त त्यो सबैकोलाई स्वीकार हुन्छ, यदि चाहिँ अवाञ्छित तरिकाले प्रतिस्पर्धा भयो भने त्यो ज्यादै पीडादायी हुन्छ, धेरैलाई चिन्ताको विषय हुन्छ, त्यो नहोस् भनेर निर्वाचन आयोगले, निर्वाचन व्यवस्थापन गर्ने निकायको रूपमा रहेको निर्वाचन आयोगले आचार संहिता निर्माण गर्छ, निर्माणको क्रममा प्रशस्त छलफल गर्छ। यहाँहरूलाई पनि धेरै थाहा होला, निर्वाचन आयोगले बनाउन लागेको नयाँ आचार संहितामा यस्ता यस्ता नयाँ प्रावधान पनि राखिएको छ भनेर आम सञ्चार माध्यमदेखि लिएर विभिन्न तह र तब्कामा चाहिँ यसको छलफल भइराखेको हुन्छ। साथसाथै आचार संहिता निर्माण गरिसकेपछि, आयोगले स्वीकृत गरिसकेपछि सार्वजनिक गरी करिब करिब यो लागू हुनुभन्दा एक महिना पहिला नै सार्वजनिक गरेर यसमा भएका व्यवस्थाहरू बारेमा सबैले लागू हुनुभन्दा पहिले नै बुझ्न सक्नुहोस् भन्ने हिसाबले आयोगले अलिक पहिले नै सार्वजनिक गरेका थियौँ, राजपत्रमा प्रकाशन गरेर विभिन्न छपाई माध्यमबाट पनि त्यसलाई प्रकाशन गरेको छ, र आचार संहिता प्रकाशन भएको करिब एक महिना पछाडि अथवा असोज 13 गतेदेखि सबैलाई लागू हुने गरी यो प्रकाशनमा आएको छ अथवा त्यो लागू भएको अवस्था छ। र यो आचार संहितामा मूलत के कुराहरू गर्नुहुन्छ, के गर्नुहुन्न, आज हामीले बढी यसमा चाहिँ ध्यान दिनेछौँ छलफलमा। र मुख्य कुरा अब आचार संहिताको कुरा अलिकति मैले पनि प्रकाश पारेँ कि आचार संहिता भनेको एउटा आचरण वा व्यवहारको परिष्कृत नैतिक नियम, यो प्रतिपादन गरी लेखिएको शास्त्र वा विधा हो। सार्वजनिक अधिकारी, प्राणी दल, निजी क्षेत्र, व्यक्ति वा संस्थाको व्यवहार नियन्त्रण गर्ने लिखित नियमहरूको यो सँगालो हो। त्यस्तै अनैतिक आचरण र व्यवहार रोक्न र सम्बोधन गर्न तयार गरिएको दस्तावेज चाहिँ हो
1: हजुर। यो आचार संहितामा हामी नागरिकले यतिखेर चुनावको बेलामा के गर्न पाउँछ र के गर्न पाउँदैन?
3: अब म कर्मशः आउँछु। यो एउटा आचार संहिता नैतिक मात्र नभएर कानुनी बन्धन पनि हो, यो निर्वाचनको लागि जारी गरेको दिशा निर्देश हो। म आउँछु कर्मशः, यहाँ यसका कुराहरू कर्मशः चाहिँ म बताउँदै जान्छु। यसको यसलाई किन ल्याउनु पर्यो भन्ने कुरामा मैले प्रारम्भमा भने जस्तै यो निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी बनाउनुको लागि हो, र अझ महत्त्वपूर्ण कुरा त त्यो प्रतिस्पर्धामा आएका सबैको लागि, चाहिँ समान खेल मैदान, तयार पार्नको लागि चाहिँ यो आचार संहिता ल्याइएको हुन्छ। यो महत्त्वपूर्ण कुरा छ, समान खेल मैदान, किनकि प्रतिस्पर्धीहरू कोही कसैको आर्थिक हैसियत एकदम बढी हुन सक्छ, कसैले ठुलो फन्ड रेज गर्न सक्नुहुन्छ अथवा धेरै धनराशि बटुल्न सक्नुहुन्छ, उहाँहरूले चाहिँ यदि निर्वाचनमा त्यो धनराशि प्रयोग गरिदिनु भयो भने एउटा नैतिक बलले चुनाव लड्न चाहने व्यक्तिको लागि चाहिँ एउटा अप्ठ्यारो स्थिति सिर्जना हुन्छ, र मनीले ठुलो भूमिका खेलेर जित्ने हार्ने, पक्ष चाहिँ जित्न सक्ने त्यस्तो स्थिति पनि हुने भएको हुनाले त्यो नहोस् भनेर निर्वाचन खर्चका सीमाहरू चाहिँ निर्धारण गरेर सबैको लागि त्यो सीमाभित्र रहनुपर्छ, त्योभन्दा बाहिर गएर खर्च गरियो भने ती कारवाहीका विषय बन्छन् भनेर सबैलाई एक खालको समान खेल मैदान प्रयोग होस् भन्ने, अनि सत्ता र सत्तामा बसेकाहरूले सार्वजनिक स्रोत साधन प्रयोग गर्न नपाउने, विपक्षमा बसेकाहरूले सत्तामै नबसेको कारणले मैले चुनाव हारेँ भन्ने स्थिति सिर्जना हुनबाट जोगाउने काम पनि यो आचार संहिताले गरेको हुन्छ। त्यसै गरी अब यो आचार संहिताले विभिन्न खालका अपराध, दुर्व्यवहार, गलत अभ्यास, डर, धाक धम्की, प्रलोभन जस्ता कामहरू रोक्नको लागि चाहिँ यसले सहयोग पुर्याउँछ। एउटा इलेक्टोरल गभर्नेन्स, एउटा निर्वाचन सुशासन कायम गर्नको लागि अथवा जनताले निर्वाचन कस्तो होस् भन्ने चाहना राखेका छन् त्यो अवस्थाको सिर्जना गर्नलाई लागू गर्नुपर्ने, सही तरिकाले पालना गर्नुपर्ने विषय नै आचार संहिताको विषय हो र यदि आचार संहिता सही तरिकाले पालना भयो भने साँच्चीकै निर्वाचन हामीले सोचे जस्तै स्वच्छ स्वतन्त्र निष्पक्ष विश्वसनीय र मितव्ययी कम खर्चिलो निर्वाचन हुने कुरामा हामी दुई मत व्यक्त गर्न सक्दैनौँ अथवा हामी स्पष्टका साथ हामी त्यो भन्न सक्छौँ। अब यो आचार संहिता निर्माण चाहिँ के हो त भन्दाखेरिमा हामीलाई कहाँ संविधानले निर्वाचन आयोगलाई सबै तहका निर्वाचनको रेखदेख नियन्त्रण निर्देशन गर्ने संवैधानिक जिम्मेवारी प्रदान गरेको छ र यसलाई चाहिँ अब नियमन र नियन्त्रण गर्ने अधिकार पनि निर्वाचन आयोगलाई नै दिएको छ। नियमन र नियन्त्रण गर्नलाई के गराउने त भन्ने कुरा विभिन्न निर्वाचन कानुनको अतिरिक्त विभिन्न ठाउँमा उल्लेख गरिएका कुराहरूलाई एउटा संहिताबद्ध गरेर आचार संहिता ल्याइएको हो। साथसाथै ह्युमन राइट्स डिक्लेरेसन जुन 1948 जारी भएको थियो त्यसको धारा 21 र धारा 25 हरेक व्यक्तिलाई यो निर्वाचनमा भाग लिन पाउने भाग दुई तरिका लिन पाइन्छ। तपाईँ हामीले एउटा त आफ्नो प्रतिनिधि चयन गर्न अथवा मतदान गरेर अर्को भाग लिने भनेको आफै क्यान्डिडेट भएर इलेक्टेड भएर चाहिँ जनताको सेवा गर्छु भन्ने चाहिँ तरिकाले निर्वाचनमा भाग लिन पाइन्छ। यो हामीलाई प्राप्त पोलिटिकल राइट्स हो, सिभिल एन्ड पोलिटिकल राइट्स हो। त्यसैले यो एउटा महत्त्वपूर्ण हाम्रो अधिकार हो। हाम्रो संविधानले पनि नेपाली नागरिकलाई सार्वभौम सत्ता सम्पन्न अधिकार प्राप्त नागरिक भनेर हामीलाई सङ्केत गरेको छ। त्यो राइट्स भनेको हाम्रो मतले राष्ट्रपतिदेखि लिएर नजिकको आफ्नो गाउँ ठाउँको नजिकको वडा सदस्यसम्म हामी हाम्रो मतले चुनिने भएको कारणले गर्दा हामीले कसलाई यी पदमा पुर्याउने हाम्रो मतले निर्धारण गर्छ अर्थात् त्यो ठाउँमा हामी पुर्याउन सक्ने हुनाले हामीलाई सबैभन्दा ठुलो अधिकार प्राप्त छ जुन ब्यालेट मार्फत चाहिँ हामी प्रकट गर्दछौँ। त्यसैले यो कसैले मनोनयन गरेर कसैले टिका लगाइदिएर होइन कि ती ठाउँहरू हाम्रो मतबाट जाने हुनाले हामीलाई सबैभन्दा ठुलो पोलिटिकल राइट्स प्राप्त छ। त्यसको सही तरिकाले उपयोग गर्ने र त्यसको लागि सही वातावरण निर्माण गर्नलाई मात्र चाहिँ आचार संहिताको सही पालनाले निर्माण गर्दछ भन्ने कुरा मान्यताको रूपमा लिएको छ र यसलाई यही मान्यतामालाई अनुसरण गर्दै सबैले आचार संहितालाई अनर गर्नुपर्ने, सम्मान गर्नुपर्ने, पालना गर्नुपर्ने अहिलेको प्रमुख दायित्व हो।
1: पालनाको कुरा गर्दा एउटा नागरिकले चाहिँ कसरी पालना गर्ने, राजनैतिक दलका प्रतिनिधिले कसरी गर्ने, अरू सरकारी निकायका कर्मचारीहरूले अथवा विभिन्न संघ संस्थामा आबद्धहरूले कसरी गर्ने?
3: एकदम ठिक छ, एकदम महत्वपूर्ण प्रश्न। अब मुख्य कुरा अब यो आचार संहिता चाहिँ के छ भन्दा कसलाई लागू हुन्छ भन्ने कुराहरू म त्यहाँ आउँछु। यो सङ्घ प्रदेश स्थानीय तिनै तहका सरकारलाई लागू हुन्छ, त्यहाँका कर्मचारीलाई लागू हुन्छ, सुरक्षा निकाय सुरक्षाकर्मी कर्मचारीलाई लाग्छ, सरकारी अर्ध सरकारी सार्वजनिक संस्थाहरूको कार्यालय र कर्मचारीलाई लागू हुन्छ, राजनीतिक दलको भातृ संगठनलाई लागू हुन्छ, उम्मेद्वार र उम्मेद्वारको प्रतिनिधिलाई लागू हुन्छ, राजनीतिक दल तथा उम्मेद्वारको मतदान तथा मतगणना प्रतिनिधिहरूलाई लागू हुन्छ, सार्वजनिक पद धारण गरेको व्यक्तिलाई लागू हुन्छ आचार संहिता, अनुगमन समितिका पदाधिकार र अनुगमनकर्तालाई लागू हुन्छ, पर्यवेक्षण संस्था र पर्यवेक्षकलाई लागू हुन्छ, त्यस्तै सञ्चार प्रतिष्ठान सुका कर्मचारी सञ्चारकर्मीलाई लागू हुन्छ आचार संहिता, निजी तथा गैर सरकारी संस्था सुका पदाधिकारी र कर्मचारीलाई लागू हुन्छ, सामुदायिक विद्यालय नेपाल सरकार प्रदेश सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय सुका शिक्षक र कर्मचारीलाई लागू हुन्छ, मतदातालाई लागू हुन्छ, विकास साझेदार संस्थालाई लागू हुन्छ, अनि सरकारी र अर्ध सरकारी निकायबाट सञ्चालित परियोजना र परियोजना कर्मचारीलाई लागू हुन्छ, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था र संस्थाका कर्मचारीलाई लागू हुन्छ, निजी क्षेत्रका बैङ्क र वित्तीय संस्था सहकारी संस्था व्यापारिक वा औद्योगिक क्षेत्र सोका पदाधिकारी कर्मचारी कामदारलाई आचार संहिता लागू हुन्छ, वस्तु तथा सेवा प्रदायक हाम्रो यो नेट सर्भिस दिनेहरू अथवा विभिन्न खालका सेवा प्रदान गर्ने चाहिँ अर्गनाइज संस्था त्यहाँका पदाधिकारी कर्मचारीहरू कामदारलाई चाहिँ पनि आचार संहिता लागू हुन्छ, अर्थात् कोही छुट्यो भने आयोगले तोकेका अन्य निकाय अर्थात् व्यक्तिलाई पनि यो आचार संहिता लागू हुन्छ भनेर आचार संहिताले तोकेको छ। अब यहाँले भनेको कुरालाई हामी अगाडि जाउँ। अब यो आचार संहिता चाहिँ अब कुन कुन पदाधिकारीलाई कसरी लागू हुन्छ भन्ने कुरामा म पहिला संवैधानिक पदाधिकारी, कर्मचारी, निकाय, अर्ध सरकारी संस्था र कर्मचारीहरूले के गर्नुहुन्छ भन्ने आचरणको रूपमा चाहिँ आचरण संहिता उल्लेख गरिएको छ। त्यस्ता खालका संवैधानिक पदाधिकारी, सरकारी कर्मचारी, निकाय, अर्ध सरकारी संस्था र कर्मचारीहरूले कुनै राजनीतिक दल वा उम्मेद्वारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न पाइँदैन। त्यस्तै राजनीतिक दल वा उम्मेद्वारले आयोजना गरेको बैठक, सभा, कार्यशाला, गोष्ठी, सम्मेलन, अन्तर्क्रिया जस्ता कार्यक्रममा भाग लिन हुँदैन र कुनै योजना शिलान्यास गर्ने, अब चुनाव घोषणा भइसकेपछि नयाँ योजना शिलान्यास गर्ने, उद्घाटन गर्ने, सर्वेक्षण गर्ने, अध्ययन गर्ने, सुकलाई अनुदान दिने, आश्वासन दिने जस्ता काम गरेर चाहिँ मतलाई प्रभाव पार्ने, कसैको मत बढाउने, कसैको मत घटाउने त्यस्ता खालका काम कारवाही गतिविधिमा संलग्न हुनुहुन्न। त्यस्तै वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका, हाम्रो वार्षिक बजेट कार्यक्रम ल्याउने एउटा समय तोकिया छ, त्यसै सङ्घीय सरकारले जेठ 15 गते ल्याउँछ, त्यस्तै प्रदेश सरकारले त्यस पछाडि ल्याउँछन् र अनि चाहिँ स्थानीय तहले आषाढ मसान्तभित्र ल्याउँछन् र त्यो त्यो यस्तै त्यो बेलामा सार्वजनिक गरेको बजेट र कार्यक्रममा स्वीकृत भएका बाहेक चुनाव आयो भनेर नयाँ कार्यक्रम गर्न, नयाँ नीति ल्याउनलाई, नयाँ योजना ल्याउनलाई, नयाँ कार्यक्रमको घोषणा गर्नलाई, त्यसलाई स्वीकृत गर्नलाई, त्यसलाई सञ्चालन गर्न हुँदैन भनेर त्यसरी ती संवैधानिक निकायका पदाधिकारी व्यक्ति संस्था निकायलाई यसरी भनिएको छ। त्यस्तै नयाँ पद सिर्जना गर्नुहुन्न, रिक्त पद पूर्ति गर्न पनि भएन बेला, भत्ता वृद्धि गर्न भएन, ग्रेड लगायतका आर्थिक सुविधा अथवा कुनै किसिमका पुरस्कारहरू प्रदान गर्न अथवा घोषणा गर्न हुँदैन, निर्वाचनको काममा बाहेक कर्मचारीको सरुवा वा पदस्थापन गर्न हुँदैन भनिएको छ। त्यस्तै आयोगको अनुमति बेगर विदेश भ्रमण जान पाइएन। अनि अब राजनीतिक दल अथवा उम्मेद्वारलाई त्यस्ता संवैधानिक निकायका भवनहरू, अतिथि गृहहरू, सभागृहलाई प्रयोग गर्न दिनु हुँदैन। त्यस्तै कर्मचारी त्यो संवैधानिक निकायमा रहेका ट्रेड युनियन वा रानी दर्शन आबद्ध ट्रेड युनियनका कार्य समितिका पदाधिकारीलाई निर्वाचन सम्बन्धी कुनै पनि जिम्मेवारी दिनु हुँदैन, त्यसले निष्पक्षता कायम गर्दैन भन्ने मान्यता छ। त्यस्तै निर्वाचनको काम बाहेक कर्मचारीको सरुवा र पदस्थापना गर्नु हुँदैन, राजनीतिक प्रक्रिया कुनै कार्यक्रम गर्नु हुँदैन, उम्मेद्वार र राजनीतिक दलको कुनै पनि निर्वाचन प्रचार प्रसार सामग्री राख्न, टाँस्न, प्रचार प्रसार गर्नै हुँदैन। त्यस्तै सामाजिक सञ्जालमा कुनै पनि राजनीतिक दल अथवा उम्मेद्वारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचार प्रसार सामग्री पोस्ट वा सेयर गर्न अथवा सामाजिक सञ्जाल मार्फत मत माग्नु पनि हुँदैन। यसरी चाहिँ संवैधानिक निकायका पदाधिकारी व्यक्ति संस्था निकायहरूलाई चाहिँ यसरी आचार संहितामा गर्नु हुँदैन भनेर तोकिया छ।
1: मैले हजुर मैले यहाँनिर रोके, तपाईँले त्यसो भनिराख्दाखेरि भर्खरै मात्र हाम्रो सरकारले होइन प्रधानमन्त्रीज्यूले चारवटा मन्त्रीलाई हटाउनु भएको छ, अनि त्यस्तै नयाँ धितुपत्र बजारले विभिन्न भनौँ न सेयर ब्रोकर लघु बिमालाई चाहिँ नयाँ सदस्य लाइसेन्स नयाँ लाइसेन्स पनि वितरण गर्ने प्रक्रियाहरू अगाडि बढाइरहेको छ। यस्तो अवस्थामा के हुन्छ, यो गर्न पाउँछ या पाउँदैन? पाउँदैन त तपाईँले भनिसक्नुभयो हजुर।
3: अब यो एउटा महत्त्वपूर्ण प्रश्न छ। अब नयाँ नियुक्ति त गर्न पाइँदैन भनियो, तर अब साबिकका पदमा रहेकालाई हटाउन पाइँदैन भनेर आचार संहिताले उल्लेख नगरेको अवस्था छ। तर अब एउटा मान्यता के छ भन्दा, हामी एउटा संसदीय प्रणालीमा छौँ, यो भनेको एक किसिमले धेरै हदसम्म यो वेस्ट मिनिस्टर मोडेल भन्छ बेलायती संसदीय प्रणालीमा हामी धेरै चाहिँ मिल्दोजुल्दो तरिकाले शासन पद्धति अवलम्बन गरेका छौँ। त्यसका मूलभूत मान्यताहरूलाई हेर्ने हो भने इलेक्सन डेट डिक्लेयर भइसकेपछि त्यो सरकार एक खालको केयर टेकर गभर्मेन्ट हुन्छ र उसको मेन फङ्सन एक्जिक्युटिभ फङ्सन भनेको चुनाव गराउने हो। त्यो बाहेक अरू एकदमै सामान्य दैनिक व्यवहारहरू गर्ने बाहेक महत्त्वपूर्ण निर्णय गर्दैनन् भन्ने चाहिँ मान्यताको आधारमा अब यहाँले भने जस्ता कुराहरू जुन अवस्थामा थियो सरकार त्यही अवस्थामा चाहिँ चुनाव त्यही तरिकाले सम्पन्न गर्ने वातावरण भइदिएको भए एउटा संसदीय पद्धतिलाई राम्रोसँग अनुसरण गरिएको थियो एउटा अनुकरणीय हुन्थ्यो भन्ने मात्रै कुरा भन्न सकिन्छ।
1: भनेपछि अब यो मन्त्री हटाएकोमा हटाउन पाउँछ पाउँदैन आचार संहिताले के उल्लेख गरेको छैन, अब नियुक्त चाहिँ गर्न पाउँदैन भन्ने चाहिँ छ।
3: अब नयाँ नियुक्तिहरू त गर्नु पाउँदैन, अब यो कर्मचारीको मात्र होइन कि, त्योभन्दा त कर्मचारीलाई चलाउने मन्त्रीहरूको नियुक्ति त पक्कै पनि यो त्यो त्यो त्यस्ता अपेक्षा चाहिँ त पटक कहीँ एकदम प्रष्टसँग ब्ल्याक एन्ड व्हाइटमा नलेखिएको भए पनि त्यस्ता कुराहरूको अपेक्षा गरिएको हुन्छ।
1: हजुर, अब यो नयाँ लाइसेन्स वितरण गर्ने प्रक्रिया पनि अगाडि बढाइरहेको छ, हिजो मात्र
3: अब प्रष्टसँग कुनै एउटा पक्षलाई फाइदा पुग्ने गरी अथवा कसैको मत बढाउने गरी अथवा त्यसले जनमतलाई इन्फ्लुएन्स गर्ने खालका कामहरू गर्न पाइँदैन भनेर आचार संहिताले भनिएको हुनाले अब हिजोसम्म रोक्ने अनि चाहिँ अहिले आएर चाहिँ त्यसलाई खुला गर्ने अथवा नयाँ निर्णय गर्ने कामहरू त पक्कै पनि त्यो अपेक्षा चाहिँ आचार संहिताले गरेको पाइँदैन।
1: हजुर, यो आचार संहितामा गर्न नहुने कुराहरू जुन उल्लेख छ, तर पनि अब विभिन्न ठाउँमा भनौँ न अब राजनीतिक दलका प्रतिनिधिहरूले कार्यक्रम गर्दा उल्लङ्घन त भइरहेको छ, आयोगमा चाहिँ कस्तो उजुरीहरू परेको छ अथवा अहिलेसम्म कतिवटा उजुरी आए, के भइरहेको छ?
3: अब आयोगलाई विभिन्न संयन्त्र अब आयोग भनेर हामीले एउटा कुरा के छ भन्दा कान्तिपथमा रहेको आयोग भनेर मात्रै चाहिँ बुझ्नु हुँदैन। आयोगको विङ्सको रूपमा 165 निर्वाचन क्षेत्रमा एकदमै अधिकार सहित चाहिँ हाम्रा निर्वाचन अधिकृतहरू चाहिँ नियुक्त भएर कार्य स्थापना भएर उहाँहरूलाई अधिकार जिम्मेवारी तोकेर निर्वाचनको कार्यक्रम बमोजिम उम्मेदवारी मनोनयन गरेर अन्तिम नावली प्रकाशन गरेर उम्मेद्वारको निर्वाचन चिन्ह समेत वितरण रहेको अवस्था छ र साथसाथै आफूले मनोनयन पत्र स्वीकृत गरेका उम्मेदवारहरूको निर्वाचन प्रचार प्रसार कस्तो तरिकाले गर्नुहुन्छ, अनुशासनबद्ध छ कि छैन, नियमबद्ध छ कि छैन, एउटा इथिकल इलेक्सनमा उहाँहरूले कति विश्वास गरेर गतिविधिहरू गर्नुभएको छ, गर्न नहुने काम गर्नुभएको छ कि छैन भन्ने कुरा पनि उहाँहरूले हेर्ने विषय हुन्छ। हाम्रो निर्वाचन कानुन आचार संहिताले उहाँहरूबाट ठुलो अपेक्षा राखेको छ र साथसाथै उहाँहरूलाई एकदम नजिकबाट चाहिँ स्थानीय प्रशासनले सहयोग गर्ने र स्थानीय प्रशासनले पनि सहयोग माग्न साथ सहयोग दिने व्यवस्था चाहिँ कानुनहरूले गरेको छ। त्यसैले यो चाहिँ निर्वाचन क्षेत्र अनुसार पनि आचार संहिता पालनाको स्तर कस्तो छ के छ हामीले मूल्याङ्कन गर्न सक्छौँ। त्यसका अतिरिक्त आयोगले चाहिँ अब केन्द्रीय आचार संहिता अनुगमन समिति र अनि चाहिँ अब आचार संहिता पालनाको अवस्था के छ भनेर रिपोर्टिङ गर्नको लागि चाहिँ अब हाम्रो टोल फ्री नम्बर 1102 मौखिक लिखित चाहिँ सूचना प्रवाह गर्न सक्ने विभिन्न आम सञ्चारले आचार संहिता उल्लङ्घनका विषयहरू उठाए खण्डमा आएको ध्यान आकर्षण भएर तुरन्त त्यसमा एक्सन लिने, स्पष्टीकरण सोध्ने, प्रमाणहरू जुटाउने, यदि गम्भीर खालका आचार संहिता उल्लङ्घनका विषय रहेछन् भने कानुनले जे भन्छ त्यो मात्रै अनुसरण गरिदिए पनि ठुलो चाहिँ कारवाही हुन सक्ने स्थितिसम्म सिर्जना भएको कारणले गर्दाखेरिमा आचार संहिता लाई कार्यान्वयन गर्ने कुरामा आय कटिबद्ध भएर लाग्छ भन्नेमा यहाँहरूलाई हामी विश्वास दिलाउन चाहन्छौँ।
1: हजुर, अहिले चाहिँ आयोगमा कस्तो उजुरी, कतिको उजुरी परेको छ अथवा त्यो जुन
3: जस्तै अब मनोनयनको समयमा 25 भन्दा बढी व्यक्तिलाई लिएर जान नपाउने, बाजागाजा सहित जान नपाउने भन्ने कुराहरू चाहिँ छ। अब यसको बारेमा पनि अब कहीँ त्यसरी आयोगले नोटिस गरेका विषयमा स्पष्टीकरण सोधिएका विषय यहाँलाई थाहा नै छ। साथसाथै अब एउटा पेसागत आचार संहिताले चाहिँ निर्देशित गरेका कर्मचारीहरू, राष्ट्र सेवकहरूमा कहीँ कतैबाट चाहिँ यसरी संलग्न भएको, राजनीतिक गतिविधिमा प्रचार प्रसार संलग्न भएको चाहिँ कहीँ कतैबाट त्यसरी पत्र पत्रिका लगायत अन्य माध्यमबाट चाहिँ त्यो खालको विषय उठान भएको कारणले गर्दा त्यसलाई मध्यनजर गरेर आयोगले चाहिँ अब यस्तो काम गर्न नगर्न नगराउनको लागि चाहिँ निर्देशन दिइसकेका छ। साथसाथै कार्यालय प्रमुखहरूलाई पनि आफ्ना कर्मचारीहरू कहाँ कसरी काम गरिरहनुभएको छ, उहाँहरूको गतिविधि के छ, कार्यालयमा काम गर्नुभएको छ कि छैन, कार्यालय समयमा बाहिर पो जानुभएको छ भनेर एक खालको चाहिँ अनुशासनमा राख्ने यो पेसागत कानुनले दिएको अधिकारभित्र रहेर उहाँहरूले आफ्नो जिम्मेवारी बोध गर्दै उहाँहरूलाई सचेत गराउने अथवा उहाँहरूलाई जिम्मेवार बनाउने चाहिँ तरिकाले चाहिँ कार्यालय प्रमुखलाई निर्देशन दिइसकेका छ। त्यसैले आयोगले आफ्नो तरिकाले चाहिँ एउटा क्रियाशीलता देखाइरहेको छ भन्ने कुरा म यहाँलाई
1: अर्यालज्यू, जहिले पनि अब चुनावको बेला जनगुनासो आउने भनेको के हो भने निर्वाचन आयोगले जहिले पनि निर्वाचन आचार संहिता बनाउँछ, जारी गर्छ, त्यो आचार संहिता कार्यान्वयन चाहिँ गर्दैन। किन भन्नाले अब ठूला दलहरूले नै पटक पटक आचार संहिता उल्लङ्घन गरिरहेको हुन्छ, ठूला दल र ठूला राजनीतिक दलका नेताहरूलाई कारवाही नै गर्दैन भन्ने जुन जनगुनासो पनि आउँछ। किन ठूला राजनीतिक दल र नेतालाई कारवाही गरिँदैन?
3: त्यसरी चाहिँ सिधै भन्नुभन्दा पनि अब हामीले स्थानीय तह निर्वाचनको चाहिँ विभिन्न खालका आचार संहिता पालना गराउने विषयमा उठाएका विषयहरूलाई तपाईँहरूले केलाएर हेर्नुभयो भने अब हामीले लिपिबद्ध गरेका छौँ 80+84 केसहरूलाई चाहिँ आयोगले स्पष्टीकरण सुन्ने, दोहोऱ्याएर सुन्ने, अनि त्यसपछि आयोगले सचेत पार्ने त्यस्ता खालका गतिविधिहरू गरेको अथवा त्यस्ता खालका कारवाहीका प्रक्रिया अप्नाएको चाहिँ तपाईँहरूले सार्वजनिक रूपमै चाहिँ थाहा पाएको विषय नै हो। र हामीलाई आयोगलाई त्यस्तो लाग्दैन कुनै पनि दलहरू ठुला दल भनेका अथवा अब पार्टीगत हिसाबले ठुला नेताहरू भनिएकाहरूलाई पनि आयोगले समान तरिकाले चाहिँ स्पष्टीकरण सोध्ने, स्पष्टीकरणमा चित्त नबुझेमा स्पष्टीकरणमा पुनः चित्त नबुझेर पुनः स्पष्टीकरण सोध्ने, सचेत गराउने, अब आइन्दा यस्तो काम नगर्न नगराउनु हुन भनेर उहाँहरूलाई अन्तिम चेतावनी दिने खालका कामहरू गरेको छ। र आयोगले यदि स्पष्ट प्रमाणहरू चाहिँ प्राप्त गरेर यथेष्ट प्रमाण भयो भने आचार संहिता स्पष्ट भनेको छ 1,00,000 जरिवाना र हरेकसम्मको कारवाहीको रूपमा चाहिँ आचार संहिता ले भनेअनुसार चाहिँ उहाँहरूको उम्मेदवारी समेत रद्द हुन सक्छ। म यहाँनिर यहाँलाई के स्मरण गर्न चाहन्छु भन्दा हाम्रा निर्वाचन कानुनहरू बलिया छन्, त्यो कानुनलाई पालना गर्न मात्रै सक्यौँ भने पनि हामीले थप निर्णय केही गर्नु पर्दैन। एउटा उदाहरण चाहिँ दिउँ, स्थानीय तह निर्वाचनमा समयभित्र निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारहरू 1,45,013 उम्मेदवारहरूमध्ये आयोगले जिल्लागत रूपमा, पालिकागत रूपमा, वडागत रूपमा, पदगत रूपमा चाहिँ सबैको विवरण सङ्कलन गरेर समयभित्र बुझाउने चाहिँ उम्मेदवारहरूको लिस्ट, समय ढिला बुझाउने उम्मेदवारहरूको लिस्ट र बुझाउँदै नबुझाउने उम्मेदवारहरूको लिस्ट चाहिँ तयार पारेर जुन कानुनले दिएको अधिकार प्रयोग गरेर त्यसको अनुसरण मात्रै गरेर अनुपालना मात्रै गरेर निर्णय प्रक्रिया गर्दाखेरिमा यसले चाहिँ अब थाहा छ यहाँहरूलाई अब कति प्रभावकारी तरिकाले चाहिँ यो कार्यान्वयन गर्दाखेरिमा यसले कस्तो खालको चाहिँ एउटा धारणा निर्माण हुँदो रहेछ भन्ने कुरा यहाँले बुझिसक्नु भएको छ। त्यसैले भोलिका दिनमा पनि निर्वाचन आयोगले प्रमाणहरू स्पष्ट प्राप्त गर्यो भने कानुनको पालना सबैले गर्नुपर्छ। सबभन्दा पहिला त त्यसरी आरोप गरिएको उम्मेदवार उप चाहिँ आयोगले सिधै कारवाही गर्नुभन्दा पहिला छोटो समयमा पनि स्पष्टीकरण दिने मौका दिनुपर्छ। यदि स्पष्टीकरण चित्त बुझेन भने थप स्पष्टीकरण सोध्ने वा कारवाहीमा जाने, र त्यो कारवाही भनेको यो मौद्रिक कारवाही पनि हुनसक्छ। अब निर्वाचन कसुरसता सजायले भनेका कारवाहीहरू कसैलाई कैद गर्नुपर्ने रहेछ भने कैद पनि गर्न सक्छ, र यदि चाहिँ उम्मेदवारी रद्द गर्नुपर्ने रहेछ भने उम्मेदवारी रद्द पनि हुन सक्छ। अब अहिले सबैले चाहिँ अब कडा तरिकाले प्रस्तुत हुनु पर्यो भन्ने चाहिँ हरेक ठाउँबाट त्यो आवाज उठेको कारणले गर्दाखेरिमा अब त्यो स्थितिमा जानुभन्दा पहिले नै सबैले आफ्नो संस्था निकाय पदाधिकारीहरूले पालना गर्नुपर्ने आचार संहिता सही तरिकाले पालना गरेर एउटा स्वच्छ, स्वतन्त्र, विश्वसनीय निर्वाचन को वातावरण निर्माण गर्नु सबैभन्दा श्रेयकर अथवा बुद्धिमानी हुन्छ भन्ने कुरा मलाई लाग्दछ।
1: हजुर, यो कारवाहीको कुराकानी गर्दा उम्मेद्वारहरूलाई त सुरुमा चाहिँ स्पष्टीकरण सोधिने अथवा पछि त्यो पनि नटेर्यो भने 1,00,000 जरिवाना सहित उम्मेदवारी नै रद्द गर्ने प्रक्रिया छ भने सर्वसाधारणहरूले, नागरिकहरूले यो आचार संहिताको उल्लङ्घन गर्यो भने कारवाही प्रक्रिया के छ?
3: मानिलिउँ म एन्टिना फाउन्डेसन कार्यक्रममा छु है, नौ बजीदेखि म आउँछु अहिले, यही माथि म तल हो र
1: हजुर, नागरिकलाई चाहिँ कारवाहीको व्यवस्था चाहिँ के छ?
3: अब नागरिक अथवा मतदाताहरूमा आचार संहिता पालनाका पक्षहरू हुनुहुन्छ। यस्तै नागरिकको रूपमा चाहिँ नागरिकलाई अयमय प्रारम्भमा भने कि नागरिकलाई ठुलो जिम्मेवारी प्राप्त छ। यो समग्र प्रक्रियाको मापन भनेको मतबाट। अब मतदान भनिन्छ, यो ज्यादै महत्त्वपूर्ण विषय हो किनकि उहाँहरू सार्वभौम सत्ता सम्पन्न नागरिक हो। उहाँहरूले कसलाई सत्तामा पुर्याउने अथवा नपुर्याउने, कसलाई निरन्तरता दिने या नदिने भन्ने निर्णय गर्ने निर्णय अधिकारीहरू उहाँहरू हो। यदि उहाँहरूलाई दिएको यो अधिकार चाहिँ सही तरिकाले प्रयोग गर्नु भएन, अब सुनिन्छ यदि मतमा उहाँहरूले चाहिँ आर्थिक प्रलोभनमा अथवा कुनै लोभ लालचमा परेर चाहिँ उहाँहरूले मत यस्तो गर्नुभयो भने उहाँले उहाँहरू संलग्न हुनुहुन्छ हुनुहुन्न, जस्तै भोजभतेरमा संलग्न हुनुहुन्छ हुनुहुन्न, अथवा मत कुनै जिन्सी उपहारहरू लिनुभएको छ कि छैन, यस्ता खालका कुराहरू पनि आचार संहिताको विषयमा पर्छन्। र हाम्रो निर्वाचन कसुर तथा सजायले कुन कुन यो आचार संहिता उल्लङ्घन अथवा निर्वाचन कसुरका कुराहरूमा के सजाय हुने, कति नगद जरिवाना हुने, अनि के कारवाही प्रक्रिया हुने भन्ने कुरा दफागत रूपमा चाहिँ स्पष्टसँग उल्लेख गरिएका छन्। त्यसै

0: जनतालाई निर्वाचनको स्वच्छतामा आश पुर्याउने, निर्वाचनको पवित्रतामा आश पुर्याउने, निर्वाचनको स्वतन्त्रतामा आश पुर्याउने, निर्वाचनको विश्वसनीयतामा आश पुर्याउने, खर्चिलो भड्किलो गर्नमा मतदाताबाटै चाहिँ सहयोग पुर्याउने खालका कुराहरू भए यी सबै उहाँहरूलाई पनि कारवाहीको दायराभित्र ल्याउने अथवा उहाँहरू पनि कारवाहीको दायराभित्र पर्ने स्थिति हुन्छ।
1: हजुर, तपाईँ अहिले विविध विचारको मदानी नेपाल चौतारी सुनिरहनु भएको छ। यो कार्यक्रम अहिले एन्टेना फाउन्डेशन नेपालको फेसबुक पेजमा हेर्न सक्नुहुन्छ भने देशभरका विभिन्न रेडियोबाट एकैसाथ सुनिरहनु भएको छ। नेपाल चौतारीमा आज हामी निर्वाचन आचार संहिता र कार्यान्वयनको सवालमा निर्वाचन आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालसँग कुराकानी गरिरहेका छौं। सहायक प्रवक्ता अर्यालसँग तपाईँका पनि कुनै प्रश्न र जिज्ञासा छन् भने राख्न सक्नुहुनेछ।
2: तपाईँ अहिले एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ। हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660013456 र 9801575008। यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन। साथै तपाईँ अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ।
1: तपाईँ हामीलाई फोन गरेर आफ्ना प्रश्न र जिज्ञासा राख्न सक्नुहुनेछ। यतिखेर चितवनबाट निरुता पौडेल हुनुहुन्छ। निरुताजी नमस्कार।
3: नमस्ते, धन्यवाद।
1: हजुर, यहाँको प्रश्न चाहिँ के छ आजका अतिथिलाई?
3: प्रवक्ताज्यूलाई पनि धन्यवाद। निर्वाचन आचार संहिताको कुरा गरिरहँदाखेरि निर्वाचन आचार संहिताहरूमा त्यति धेरै कुराहरू उल्लेख गरिरहेका छन् र यहाँ कारवाहीको कुरा अघि आइरहेको थियो। यदि निर्वाचन आचार संहिताकै कुरा गरिरहँदा 2079 सालको स्थानीय तहको निर्वाचनमा चाहिँ विभिन्न मानिसहरूलाई यो एक स्पष्टीकरण त सोधियो तर कारवाही भएको भने खासै पाइएन। निर्वाचन आचार संहिता चाहिँ निर्वाचन आचार संहिता कुरा गरिरहँदाखेरि किन कारवाहीहरू चाहिँ धेरै कुनै पनि उम्मेद्वारहरूलाई चाहिँ कारवाहीहरू गरिँदैन र निर्वाचन धेरै ठाउँमा निर्वाचन आचार संहिता त उल्लङ्घन भइरहेको हुन्छ। 165 क्षेत्रमा रहेका निर्वाचन कार्यालयहरूले चाहिँ के हेरिरहेका हुन्छन् र तिनीहरूले किन राम्रोसँग कारवाही गर्न सकिरहेका हुँदैनन्, एउटा क्वेसन छ। एउटा चाहिँ अलिकति यहाँ सन्दर्भ विपरीत होला तर मतदाता शिक्षाको विषयमा मलाई एकदमै चिन्ता लागिरहेको छ। अस्तिको निर्वाचनमा पनि मतदाता शिक्षा एकदम कमजोर भएको रे। भरतपुर महानगरपालिकाको एउटा ओडामा चाहिँ एकदमै मतहरू एकदम बढी बदर भएको थियो। अनि यसपालि चाहिँ सहप्रवक्ताजीलाई म अनुरोध गर्न चाहन्छु मतदाता शिक्षालाई चाहिँ बढी जोड दिनको लागि अनुरोध पनि गर्न चाहन्छु।
1: हस्, धन्यवाद। हजुर अर्याल सर, उहाँले भन्नुभएको यो जहिले पनि तपाईँहरूले कारवाही गर्छौँ भन्नुहुन्छ तर स्पष्टीकरण गरेर सोधेरै छोड्नुहुन्छ, किन कारवाही हुँदैन भन्नुभएको छ?
0: अब प्रश्नकर्ताज्यूले एकदमै जनस्तरमा धेरैले सोधिने गरेको प्रश्नको सम्बोधन गरेर एउटा प्रतिनिधि प्रश्नको रूपमा सोध्नुभएको छ। उहाँलाई म आयोगको तर्फबाट विशेष धन्यवाद दिन चाहन्छु। उहाँको चिन्ता चासोप्रति आयोग पनि एकदमै त्यसलाई पुँजीको रूपमा चाहिँ लिन चाहन्छ। उहाँको यो चिन्ता सबैको चिन्ता हो र हामी जति चिन्तित भएर प्रकट विभिन्न फोरममा गर्छौँ त्यति नै यो आचार संहिता पालना गर्नुपर्ने हुन्छ। नागरिक स्तरबाट गुनासोहरू आइरहेका छ भन्ने कुरामा सबै एक एक खालको सजग हुने, सजगता अप्नाउनु पर्ने स्थिति सिर्जना हुन्छ भन्ने लाग्दछ। अब स्थानीय तह निर्वाचन कुरा उहाँले गर्नुभयो। अब प्रक्रिया चाहिँ अब कानुनी प्रक्रिया अनुसार जानुपर्छ र स्पष्टीकरण सोद्धाखेरिमा अब जस्तै उदाहरणको लागि चाहिँ कसैले ल यति करोड चाहिँ खर्च गरियो चुनावमा जित्नलाई धेरै चाहिँ गाह्रो छ भनेर भन्नुभयो। अब आयोगले त्यो मिडियामा आएको आधारमा चाहिँ आयोगले स्पष्टीकरण सोधिसकेपछि निज व्यक्तिले होइन मैले भनेको होइन अथवा मेरो त्यो मनसाय नै होइन भन्ने तरिकाले स्पष्टीकरण दिइसकेपछि अब उहाँले एक खालको खर्च विवरण बुझाउनु छ ब्ल्याक एन्ड व्हाइटमा 25 लाखभित्र छ र स्पष्टीकरण पनि होइन भनेर स्वीकार गरेर चाहिँ उहाँले दिनु भइसकेपछि अब यो चाहिँ त के भन्दा एउटा नैतिकताको कसीमा जनताले मत दिएर प्रतिनिधिहरूलाई चयन गर्ने भएको हुनाले यो कतिपय कुराहरू चाहिँ यो आम सरकारको विषय पनि बन्न जाँदो रहेछ किनकि उहाँहरूले त्यो स्वीकार गर्नुभएको छैन। र अब मैले कुन वर्षमा कसरी भनिएको कुरालाई कसरी चाहिँ प्रस्तुत गरियो त्यो चाहिँ मलाई जानकारी भएन भन्ने तरिकाहरूले त्यस्ता खालका कुराहरू आएका छन्।

0: यो देखाउने र गर्ने व्यवहारमा ठूलो अन्तर छ। त्यसैले आचार संहिता भनेको त अब यो त देखेर नदेखेर अब पर्दाभित्र पनि धेरै गतिविधिहरू हुन्छन् जुन कुराले चाहिँ निर्वाचन पछाडिको सुशासनमा समेत ठूलो असर पर्छ, जसको कुनै प्रमाण पुष्टि केही गर्न सकिन्न। यो यो भयो भने हाम्रो लोकतन्त्र नै के हुन्छ, कमजोर हुन्छ, रोगी हुन्छ। अथवा हाम्रो स्वस्थ हेल्दी चाहिँ डेमोक्रेसीको लागि त आचार संहिताको पालना गर्नु अति आवश्यक छ। यसमा चाहिँ विशेष त राजनीतिक दल, उम्मेद्वार, दलका भातृ संगठन बढी सजग, बढी आत्मअनुशासित, बढी सुनियन्त्रित हुनु चाहिँ अति आवश्यक छ। र यहाँले भने जस्तै आचार संहितामा स्पष्ट प्रमाणहरू आयो भने आयोगले आँखा चिम्लिँदैन, आयोगले अरू थप केही गर्नै पर्दैन, हाम्रा निर्वाचन कानूनले दिएको कुराहरू पालना मात्रै अथवा त्यसलाई कारवाहीको दायराभित्र ल्याउने प्रयास गर्न साथ चाहिँ अब यहाँहरूले भने जस्तै कडा कारवाही हुने स्थिति हुन्छ, त्यसको सुरुवात भइसकेका छ। त्यसैले आशा गरौँ त्यो स्थिति नै सिर्जना नहोस्, सबै आफ्नो ठाउँबाट चाहिँ आचार संहिता पालना गरौँ र निर्वाचनलाई स्वच्छ स्वतन्त्र बनाऊ।
1: हजुर, अर्को श्रोता आउनु भएको छ बागलुङ।
0: अब त्यसरी उहाँको दोस्रो खण्ड छ मतदाता शिक्षा। अब यहाँलाई मैले हो अब आयोगले चाहिँ विगतमा गरेको घर दैलो कार्यक्रम नगरेको हो, तर घर दैलो कार्यक्रम प्रभावकारी भएन भनेर यस्तै फोरममा चाहिँ धेरै अब सुविधा लिने, घर घरमा नपुग्ने, राम्रोसँग नसिकाउने, पोलिटिकल पार्टीहरूका कार्यकर्ता रूपमा काम गर्ने, निष्पक्ष पनि नगर्ने भन्ने धेरै ठुलो गुनासो आएपछि करिब 40-45 करोड खर्च गर्नुपर्ने, तर पर्फर्मेन्स चाहिँ राम्रो नभएको कारणले गर्दाखेरि त्यसलाई परिमार्जन गरिएको थियो। तर अहिले स्थानीय तहको सहकार्यमा गर्ने भनेर फेरि त्यस्ता खालका कार्यक्रमहरू राखिएका छन्। स्थानीय तहहरू अब 753 मार्फत साथसाथै अब त्यसमा चाहिँ राजनीतिक दलहरूले मत आफ्नो निर्वाचन चिन्हमा मत दिनुहोस् मात्रै भन्नुभयो, तर त्यो ठुलो मतपत्रमा आफ्नो निर्वाचन चिन्ह कुन लहर कुन रोगको कहाँनिर छ भोट हाल्ने तरिका सिकाउनु भएन, मत माग्नु भयो मत हाल्ने तरिका सिकाउनु भएन। त्यसैले
1: हामी यो मतदाता शिक्षाको बारेमा अर्को कार्यक्रम सञ्चालन गर्नेछौँ, त्यहाँ कुराकानी गर्नेछौँ। बागलुङबाट अनमोल खत्री आउनु भएको छ। हजुर, बागलुङबाट अनमोलजी नमस्कार।
2: हजुर नमस्कार,
1: यहाँको प्रश्न छोटोमा राख्नु होला है।
2: हाम्रो निर्वाचन आयोगका सहप्रवक्ता अर्य सरलाई पनि मेरो नमस्कार।
0: नमस्कार,
2: मेरो प्रश्न के छ भन्दा यो जुन 2079 सालको यो स्थानीय तहको चुनावमा पनि यो हाम्रो बागलुङ जिल्लाको केही मतदान केन्द्रहरूमा विभिन्न गठबन्धनहरूले यो बुथ क्याप्चर गर्नेदेखि नै धेरै भयो, र अहिलेको यो सङ्ग्रह प्रदेशको चुनावमा पनि त्यो नहोला भन्न सकिँदैन, र त्यसैले त्यसमा निर्वाचन आयोगले भइरहेको वातावरणमा एउटा स्वच्छ निर्वाचन गर्ने एउटा भनेर भनिरहेको अवस्था छ, र यसमा सुरक्षाको कुरा पनि आउँछ कस्तो छ। र अर्को प्रश्न फेरि विद्युतीय मतदानको कुरा छ, विद्युतीय मतदान गर्न यस किन यो निर्वाचनमा पनि विद्युतीय मिसिनहरूको किन उपभोग भएन, विद्युतीय मतदानको व्यवस्था किन गरिएन। र अर्को प्रश्न मेरो के छ भन्दा विदेशमा रहेका नेपालीहरूले किन मत आफ्नो मत अधिकार दिन किन वञ्चित गरियो, किन त्यो व्यवस्था गरिएन, मतदान गर्ने व्यवस्था विदेशमा रहेका नेपालीहरूलाई त्यो किन गरिएन, मेरो यो प्रश्न।
1: हुन्छ, धन्यवाद। त्यसै गरी अर्को श्रोता पनि हुनुहुन्छ, हामी उहाँको पनि जिज्ञासा लिएर छोटोमा हजुरको जवाफ लिनेछौँ। बैतडीबाट लभदेव धामी हुनुहुन्छ। हजुर नमस्कार।
3: नमस्कार अतिथिलाई पनि नमस्कार।
1: हजुर, यहाँको प्रश्न।
3: मेरो प्रश्न भन्नुपर्दा हाम्रो स्थानीय तहको निर्वाचन हुँदै गरेका है पार्टीको प्रसारमा लागि होइन, मैले आफ्नो बालबालिकाको अधिकार पनि भइहाल्छ, मैले त्यो हामीदेखि अहिले केही कुरा हातमा आवाज उठायौँ र केही हातमा त्यो बुलन्द पनि भयो, तर खासै त्यसमा साफो देखाएन स्थानीय सरकारहरूले पनि, त्यहाँको निर्वाचन आयोगले पनि खासै साफो देखाएन। यसको लागि केही कारवाहीको व्यवस्था छ कि छैन, होइन यस्तो अवस्थामा के गर्ने, होइन घर परिवारबाट आफ्नो बच्चाहरूलाई खानु के यस्तो प्रलोभन देखाउँछन् पार्टीहरूले, अनि ती बच्चाहरू गइहाल्छन् होइन, त्यसमा केही कारवाहीको व्यवस्था छ कि छैन भन्न चाहन्छु।
1: हुन्छ, धन्यवाद। हजुर, हामी अब उहाँहरू दुवैजनाको छोटोमा जवाफ लिनेछौँ। हजुरको
0: अब बागलुङबाट सुन्नुभएका साथीको प्रश्नमा पहिलो प्रश्न चाहिँ सुरक्षा र बुथ क्याप्चर कुराहरू चाहिँ छ। अब यो चाहिँ सुरक्षा व्यवस्था मजबुत पार्ने काम नेपाल सरकारको, आयोगले चाहिँ सुरक्षा मजबुत अवस्था अनुभूत हुने गरी चाहिँ व्यवस्था मिलाउनु भनेर निर्देशन दिएको छ, र सुरक्षा निकायहरूले विगतमा चाहिँ भएका त्यस्ता बुथ क्याप्चरिङ अथवा संवेदनशील क्षेत्र अति संवेदनशील क्षेत्र भनेर त्यही अनुसारको सुरक्षा व्यवस्था मिलाउनेछ भन्ने हामी अपेक्षा गर्न सक्छौँ। दोस्रो कुरो चाहिँ इभिएम मेसिन चाहिँ अहिले प्रयोग हुने स्थिति नरहेको कुरा म स्पष्ट पार्न चाहन्छु, किनकि हामीले नेपाल सरकारलाई त्यो सम्भव छ छैन, यदि छ भने साउन मशान्तभित्र त्यसको व्यवस्था गरिदिनु भनेकोमा त्यो व्यवस्था नभएको हुनाले यो सम्भव भएन। त्यस्तै विदेशमा बस्ने नेपालीहरूलाई मताधिकार दिन सक्ने हाम्रो कानुनले एउटा उपाय नै दिएको छैन, कानुनमा संशोधन नहुँदासम्म विदेशमा बस्ने नेपालीहरूले मत हाल्ने अधिकार पाउनुहुन्न। त्यसको लागि हाम्रो व्यवस्थापिका संसद हाम्रा जनप्रतिनिधिले नै त्यसमा अग्रसरता लिनु पर्यो, यति कुरा मैले यहाँलाई भने। त्यसै गरी हाम्रो चाहिँ सुदूरपश्चिमबाट चाहिँ बैतडीबाट सुन्नुहुने साथीले चाहिँ अब यो बालबालिकाहरूको प्रयोगको कुराहरू चाहिँ छ, नेपाल चाहिँ बालबालिकाहरूलाई यस्ता कामहरू प्रयोग नगर्ने भनेर अन्तर्राष्ट्रिय रूपमै प्रतिबद्धता व्यक्त गरेको राष्ट्र भएको कारणले गर्दा कसैले पनि यस्ता गतिविधिहरूमा भाग लिनु चाहिँ आचार संहिता अनुसार चाहिँ दण्डनीय हुन्छ। हामी कसैलाई पनि यस्ता खालका गतिविधिहरूमा संलग्न गराउन अथवा गराउन हुँदैन भन्ने कुरा चाहिँ पुनः आग्रह गर्दछौ।
1: हुन्छ अर्यालज्यू, यस्तो व्यस्तताको बावजुद पनि हामीलाई समय दिनुभयो, आचार संहिता के हो, कसरी पालना गर्ने, पालना नगरे कस्तो कारवाही हुन्छ भन्ने बारेमा जानकारी गराइदिनु भयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
0: ल, यहाँलाई पनि धेरै धेरै धन्यवाद र आजका श्रोताहरू र सहभागीजीहरू सबैलाई आएको तर्फबाट पनि धेरै धन्यवाद।
1: हस्त, नेपाल चौतारीको अर्को अङ्कमा निर्वाचनसँग सम्बन्धित अर्को महत्वपूर्ण विषयका साथ हामी मंगलबार आउने नै छौ। तबसम्मका लागि आजका अतिथि, उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म इन्द्रसरा खड्का पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।

0: एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तोता इन्द्र सराखड्का।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। एन्टेना फाउन्डेशनको प्रस्तुति नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार यही समयमा विभिन्न विषयमा छलफल गर्ने गर्दछौं। मंगसिर 4 गते प्रदेशसभा र प्रतिनिधि सभाको चुनाव हुँदैछ। हामी पनि नेपाल चौतारीमा निर्वाचनसँग सम्बन्धित विविध विषयमा छलफल गर्दै आइरहेका छौं।
2: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना FN पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारी ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल बाँडसँगको सहकार्यमा तयार भएको हो। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका पनि कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। यदि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013456 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्ना विचार लेख्न सक्नुहुन्छ।
1: सरकारले कानून बनाएर निर्वाचन कार्यतालिका संशोधनका लागि आग्रह गरेर विभिन्न ढंगले प्रतिनिधि सभाको आयु लम्ब्याउने प्रयास गरेको थियो, तर व्यापक विरोधपछि राष्ट्रिय सभाबाट पारित भएर आइसकेको प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल सम्बन्धी विधेयकको व्यवस्था फिर्ता लियो। सरकारले यो प्रस्तावलाई निर्वाचन आयोगले अस्वीकार गरेपछि सरकार आफैले असोज 1 गतेदेखि प्रतिनिधि सभाको जारी अधिवेशन अन्त्य गरिदियो। गएको शुक्रबार मन्त्री परिषदबाट नै निर्णय गरेर अधिवेशन अन्त्यको लागि पठाएको सिफारिश राष्ट्रपतिले कार्यान्वयन गरिदिएपछि संसद अधिवेशन शनिबार मध्यरातीदेखि नै अन्त्य भएको छ। अधिवेशनको अन्त्य भएपछि पनि प्रतिनिधि सभाको कार्यकाल सम्बन्धी प्रश्नको जवाफ पनि भेटिएको छैन। कार्यकाल सकिएको हो वा संसद अधिवेशन मात्र अन्त्य भएको हो भन्ने विषयमा नागरिक मात्र होइन स्वयं सांसद नै अन्यलमा छन्। यस्तो अवस्थामा अब के हुन्छ? के अब नयाँ प्रतिनिधि सभा सदस्य नसुनिदासम्म यही संसद रहन्छ? यदि त्यसो हो भने मंगसिर 4 गते हुने निर्वाचनलाई असर गर्छ या गर्दैन? यो विषयमा कानून र संविधानमा के छ? आज हामी यही विषयमा संविधानविद डाक्टर विपिन अधिकारीसँग कुराकानी गर्दैछौ। डाक्टर साहब, यहाँलाई स्वागत छ नेपाल चौतारीमा।
3: नमस्ते, धन्यवाद।
1: आरामै हुनुहुन्छ?
3: हजुर।
1: डाक्टर साहब, यो गएको शनिबारदेखि मध्यरातीदेखि चाहिँ अब संसदको आयु सकियो भन्ने कुराहरू आयो। सभामुखले चाहिँ संसद अधिवेशन अन्त्य भयो भन्ने कुरा चाहिँ गर्नुभयो। अब त्यो कुरा हुँदा चाहिँ यो संसदको आयु नै सकिएको हो कि अथवा संसदको अधिवेशन मात्रै अन्त्य भएको हो भन्ने विषयमा यतिखेर स्वयं सांसद अथवा सर्वसाधारण नै अन्यलमा छन्। खास गरेर के हो यसको स्पष्ट, सबैले सहज तरिकाले बुझ्ने गरेर प्रश्न पारिदिनुहोस् न।
3: अब अहिले जसरी प्रतिनिधि सभाको अधिवेशन अन्त्य भयो भनिएको छ, त्यसबाट चाहिँ उद्देश्य केवल प्रतिनिधि सभाको अधिवेशनलाई अन्त्य गर्ने भन्ने मात्र देखिन्छ। यदि प्रतिनिधि सभा भङ्ग गरेको भए निर्वाचनका लागि प्रतिनिधि सभा भङ्ग गरिँदैछ भनेर चाहिँ उल्लेख गरिन्छ, त त्यसरी गरिएको छैन। नेपालको जुन वर्तमान संविधान, मुख्य संविधानको व्यवस्था के हो भने प्रतिनिधि सभाको कार्यावधि 5 वर्षको हुन्छ र 5 वर्षको कार्यावधिमा अन्तिम वर्ष चाहिँ त्यो निर्वाचन वर्ष हो। अन्तिम वर्ष निर्वाचनको तयारी गर्नुपर्छ अनि त्यो 5 वर्षभित्रै निर्वाचनको व्यवस्था गरेर निर्वाचित प्रतिनिधिहरूलाई उपस्थित गराउने तयारी गर्नुपर्छ। त त्यस हुनाले जब नेपालको संविधान बमोजिम प्रधानमन्त्रीले निर्वाचनको घोषणा गर्नुहुन्छ, उहाँले त्यो निर्वाचनको घोषणा सँगसँगै प्रतिनिधि सभालाई भङ्ग गर्नुपर्ने हो। संसदीय अभ्यास चाहिँ त्यही नै हो, नेपालमा पनि त्यही नै हुन्थ्यो, अन्य देशहरूमा पनि त्यही नै हुन्छ। हाम्रो प्रतिनिधि सभा भनेको तपाईँको यो चाहिँ थायी सभा होइन र निर्वाचनमा जो जान्छ निर्वाचनमा जाने निर्णय गरिसकेपछि अनि प्रधानमन्त्रीलाई प्रतिनिधि सभा चाहिँदैन किन चाहिँदैन भन्दा म भन्छु अब निर्वाचनमा गएको सरकारले अब प्रतिनिधि सभामा गर्ने काम कारवाही गर्न सक्दैन जस्तो प्रतिनिधि सभाले के गर्दछ भने बजेट पास गर्दछ अब निर्वाचनमा गइसकेपछि बजेट पास गर्ने होइन पास गरिएको बजेट अनुसार निर्वाचन गराउने निर्वाचनमा गएको सरकारले नीति तथा कार्यक्रम ल्याउन मिल्दैन उसले भइरहेको नीति तथा कार्यक्रमलाई भइरहेको जुन परम्परा छ प्रविधि छ कानुन छ त्यस अनुसार कार्यान्वयन गर्दछ तर नयाँ कुरामा हात हाल अब कानुन बनाउने कुरोमा पनि अब कानुन बनाइँदैन निर्वाचनमा गइसकेपछि भइरहेको कानुन अनुसार शासन गर्ने हो अब नयाँ कानुन बनाउने जनतालाई प्रभावित गर्ने अरूले नपाएको एउटा जुन अवसर छ आफूले प्रयोग गर्ने भन्ने हुँदैन त्यस हुनाले यी सबै काम कारवाही गर्ने ठाउँ प्रतिनिधि सभालाई भङ्ग गरिन्छ त भङ्ग गर्न त्यो प्रतिनिधि सभा भङ्ग गरेपछि अनि प्रधानमन्त्री चाहिँ साँच्चीकै एउटा कार्यवाहक सरकारको नेता भन्दछ अर्थात् अब सरकारले काम चाहिँ गर्दछ तर कस्तो काम भन्दा नियमित कामहरू अब धेरै फुर्तिलो भएर निर्वाचनलाई चाहिँ टार्गेट गरेर भोटरहरूले मलाई भोट देलान् भनेर अब नयाँ किसिमले कसैलाई चाहिँ प्रभावित गर्ने गरी सत्ता र शक्तिको प्रयोग गर्नु हुँदैन र त्यस हुनाले कार्यवाहक मात्र भएर बस्नुपर्छ अर्थात् मैले निर्वाचन किन गराउँदैछु भने म वर्तमान प्रधानमन्त्रीको निरन्तरता हुँ अब म निर्वाचनमा जाँदैछु तर तबसम्म जब चाहिँ फुल्ली म्यान्डेटेड प्रधानमन्त्री आउँदैनन् तबसम्म मैले यो देशलाई धान्ने काम चाहिँ गर्दछु त त्यो धान्ने काम भनेको मिलिजुली सरकार सरी त्यो भनेको कार्यवाहक सरकार या काम चलाउ भन्दछन् कतिले त कार्यवाहक सरकारको प्रचलन अब हाम्रो त्यसरी गरिएन त्यसरी सोचिएन
1: हजुर डाक्टर साहब हजुर यहाँले भन्नुभयो प्रधानमन्त्रीले नै यो संसद अन्त्य भएको घोषणा गर्नुपर्दछ संविधान अनुसार भन्नुभयो तर प्रधानमन्त्रीले त्यो घोषणा पनि गर्नु भएन यहाँ त सभामुखले नै त्यो भनौँ न उहाँले अन्त्य सांसद अधिवेशन अन्त्य मात्रै भएको भन्नुभयो होइन यो न प्रधानमन्त्रीले घोषणा गर्नुभयो संसद भङ्ग भयो भनेर न सभामुखले नै भन्नुभयो यस्तो अवस्थामा हुँदा त कतिपय सांसदहरूलाई नै अन्य हुन्छ क्या अब उहाँहरूले के उहाँलाई हामीले सांसद भन्ने म सांसद हुँ या होइन भन्ने नै अन्यलता छ नि त
3: अब अहिलेको जसरी काम कारवाही अगाडि बढ्यो उहाँहरू अब मैले त्यसलाई स्वीकार गर्दिन संवैधानिक कानून र संवैधानिक संसदीय परम्परा को दृष्टिकोणबाट मैले त्यसलाई गलत भएको भन्दछु तर यदि गलत भएकै सत्य हो भने उहाँहरूको जुन प्रतिनिधि सभा छ त्यो भङ्ग भएको छैन अब भङ्ग भएको छैन भनेपछि उहाँहरूको सांसदको हैसियत कायम छ अब सांसदको हैसियत कायम छ भने उहाँहरूले काम गर्ने अब यदि काम गर्ने उद्देश्य राखियो भने उहाँहरूलाई फिर्ता बोलाउन सकिन्छ त यो कुरा म किन भन्दैछु भने किन त्यसो गरियो भन्ने कुरो हामीले बुझ्नु पर्दछ त त्यो बुझ्ने अब त्यो कानुनको कुरो होइन त्यो चाहिँ राजनीतिको कुरो हो राजनीतिको कुरो के हो भने जबसम्म प्रतिनिधि सभा भङ्ग गरिँदैन अनि एक चौथाई प्रतिनिधि सभाका सदस्यहरूले जहिले पनि अधिवेशनको माग गर्न सक्दछ अब अदालतले सर्वोच्च अदालतले कुनै केसको रुवामा हस्तक्षेप गर्यो भने अदालतले दिएको निर्देशन अनुसार होला होइन भने 25% सदस्यहरूले अधिवेशन चाहिँ माग गर्न सक्दछन् र प्रधानमन्त्रीको चाहिँ विकल्प चाहिँ खोज्न सक्दछ अहिलेको प्रधानमन्त्रीले प्रतिनिधि सभाको विश्वास हराउनु भयो या प्रधानमन्त्रीले अब चाहिँ अविश्वासको मत लिनुहोस् उहाँको प्रति उहाँका प्रति चाहिँ प्रतिनिधि सभाको विश्वास छैन भन्ने कुरोको दावी गर्न सक्दछ अब एक या त आफूले विश्वासको मत लिनुपर्ने अवस्था आउन सकोस् भन्नका लागि यो प्रतिनिधि सभालाई कायम राख्ने उद्देश्य अनुसार काम गरिएको हो, या त उहाँले चाहिँ यदि कुनै कारणवश कथम कदाचित अहिलेको सरकार गठबन्धनको मान्यता अनुसार हिँड्नु भएन भने उहाँलाई चाहिँ अविश्वासको प्रस्ताव ल्याएर फेर्न सकियोस् भन्नका लागि राखिएको हुन सक्दछ। त ती दुवै कुरो एउटा असल संवैधानिक प्रणालीमा ती दुवै कुरो चाहिँ राम्रो संस्कार होइन, असंवैधानिक त हो नै यो अनैतिक पनि हो, किनभने प्रधानमन्त्रीले अब काम गर्न नसक्ने नपाउने र निर्वाचनबाट थिचिएको प्रधानमन्त्रीले पूर्ण प्रधानमन्त्रीका रूपमा काम गर्दैन, प्रतिनिधि सभालाई विदा नै गर्नुपर्ने हो तर गरिएको छैन। अब नगरेपछि साधारण सदस्यहरू ऱ्याङ्क एन्ड फाइलले त भन्न पायो नि, प्रतिनिधि सभाको अधिवेशन अन्त गरिएको हो, 11 अधिवेशनहरू आजसम्म भइसके यो प्रतिनिधि सभाको निर्वाचन भएदेखि, अब यदि 12 अधिवेशनको आवश्यकता पर्यो भने हामी फेरि फुत्त चाहिँ निस्कन सक्छौ, चाहे निर्वाचन होस् चाहे निर्वाचन नहोस्। अब मुडे कुरा आयो, तर मैले भने असंवैधानिक चाहिँ असंवैधानिक हो, अब गरिसकिएको छ, त्यसलाई अदालतले जबसम्म हस्तक्षेप गरेर चाहिँ कुनै केसको सन्दर्भमा यो असंवैधानिक हो भनेर चाहिँ डिक्लेयर गर्दैन या परमादेश दिँदैन तबसम्म त अब यसै अनुसार हुन्छ। त्यस हुनाले अहिलेको स्थिति चाहिँ के हो भने प्रतिनिधि सभाको भङ्ग भएको छैन, केवल अधिवेशनको अन्त्य गरिएको छ। अब अन्त्य गरिएको चाहिँ अधिवेशनलाई नयाँ अधिवेशन त फेरि बोलाउन सकिने भयो। अब के हुन्छ भने एउटा गलत तर्कबाट अर्को कुतर्कमा, अर्को कुतर्कबाट अर्को कुतर्कमा जाने चाहिँ सम्भावना जहिले पनि हुन्छ।
1: डाक्टर साहब, यस्तो अवस्थामा चाहिँ निर्वाचन आयोगले केही गर्न सक्छ?
3: निर्वाचन आयोगले गर्न सक्थ्यो नि त, नेपालको संविधान अनुसार निर्वाचन सम्बन्धी सम्पूर्ण कुरा एदेखि वाईसम्म सबै चाहिँ निर्वाचन आयोगले नै गर्ने हो। निर्वाचनको कुरो भएपछि त्यो निर्वाचन आयोग नै हो, यो संविधानले त्यही नै भन्दछ, यो संविधानले जे भन्दछ त्यो कुरालाई मैले दोहोऱ्याएको मात्र हो। मैले एदेखि वाईसम्म किन भने भनेदेखि जेड चाहिँ बाँकी राखेको छ। जेड किन बाँकी राखेको हो भने निर्वाचनको मिति चाहिँ नेपाल सरकारले गर्दछ, नेपालका प्रधानमन्त्रीले गर्नुहुन्छ। त नेपालका प्रधानमन्त्रीले नभनिकन निर्वाचनको तिथि डिक्लेयर हुँदैन, त्यस हुनाले त्यो जेट चाहिँ मैले घटाइदिएको होइन भने यो संविधानले प्रष्ट रूपमा भन्दछ कि यो जहिले पनि निर्वाचन सम्बन्धी जब कुरा आउँछ तपाईँको यो निर्वाचन आयोगले चाहिँ यो संविधान र संघीय कानूनको अधीनमा रही तपाईँ राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसदको सदस्य, प्रदेश सभाको सदस्य, स्थानीय तहको सदस्य, यी सबैको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रणको अधिकार पाएको छ। अब केही बाँकी रह्यो त, बाँकी के रह्यो भन्दा अब कानूनहरूले छुट्याएका कुराहरू, तर छुट्याएका कुराहरू पनि यो म्यान्डेटलाई असर गर्ने गरी छुट्याउन पाइँदैन, र निर्वाचनको प्रयोगको लागि मतदाता नामावली बनाउने समेत चाहिँ काम कारवाही गर्ने अधिकार निर्वाचन आयोगलाई छ। भनेपछि निर्वाचन आयोगले भन्नु पर्दथ्यो यो संसदीय पद्धति हो, तपाईँहरूले मनपरी गरेर हुन्छ यो के हो भने कुरो प्रधानमन्त्रीको चाहिँ सुविधा के हो, गठबन्धनलाई के असर लाग्दछ भन्ने होइन, कुरो प्रधान नेपालका प्रधानमन्त्रीको विशेषाधिकार के हो, उनी कुन रूपमा कार्यकारिणी हुन् र उनको जुन संविधान प्रदत्त अधिकार छ त्यो अधिकारलाई अब यो चाहिँ छोई छिटो गर्ने चाहिँ अधिकार गठबन्धनका सदस्यहरूलाई छ त भनेर भन्नु पर्थ्यो, तर निर्वाचन आयोगले भन्न सकेन। उसले यति कुरा भन्यो कि यो विषय अब संविधानमा स्पष्ट छैन भने हामीले स्पष्ट रूपमा भन्न मिलेन, तर अब निर्वाचनको जब चाहिँ के अरे मतदाता नामावली प्रस्तुत गरिन्छ त्यसपछि चाहिँ हामीले संसदको जुन एउटा काम कारवाही छ त्यो चाहिँ हुन दिँदैनौ, त्यो चाहिँ मिल्दैन। उनीहरूले त्यति कुरो भनेको हुनाले अब त्यति पनि बाध्यता सिर्जना भएको हुनाले अहिले अधिवेशन अन्त गरिएको छ। त्यो निर्वाचन आयोगको प्रेसरले गरेको हो, तर निर्वाचन आयोग यो निर्वाचन पद्धतिको अधिष्ठाता हो। उनले भन्न सक्थ्यो तपाईँले निर्वाचनको घोषणा गर्नुभयो, हाउस विदा गर्नुहोस्, यो हाउस रहन्जेलसम्म निर्वाचनको पद्धति प्रभावित हुन्छ, निष्पक्ष निर्वाचन हाम्रो कर्तव्य हो। तर निर्वाचन आयोगले अब भनेन, अलि के हो भने निर्वाचन आयोग सोझो भयो र त्यो सोझो भएको कारणले गर्दा अनि पद्धतिलाई मनपरि गर्ने अवसर नेपाल सरकारले गठबन्धनले पाए।
1: हजुर, यस्तो अवस्थामा निर्वाचन आयोगले जुन उसलाई काम गर्ने अथवा उसले भन्न सक्ने अधिकार थियो तर पनि ऊ चुप लागेर मौन लागेर बस्यो, होइन? यस्तो अवस्थामा अब अदालतले के गर्ला त त्यसो भए?
3: यस्तो छ, नेपालको संविधान अन्तर्गत कुनै पनि अदालतले आफू खुसी काम गर्दैन। अदालत भनेको कार्यकारिणी निकाय होइन, अदालत व्यवस्थापिका पनि होइन, र अदालतले जनसरोकारको विषय भनेर कुनै सांसदले खुद चाहे हाउसमा तपाईँको शून्य समयको अवसर लिए जस्तो त्यो चाहिँ अदालतमा हुँदैन। अदालतमा कसैले मुद्दा हाल्नुपर्छ, यो अवैधानिकतालाई चुनौती दिनुपर्छ, या कानूनको पालना भएन भन्ने बारेमा चाहिँ तथ्य र चाहिँ कानूनसहित उपस्थित हुनुपर्छ, अनि निवेदनको क्रममा या नालेजको क्रममा अदालतले हस्तक्षेप गर्दछ। त्यसपछि जब अदालतले हस्तक्षेप गर्दछ, अरूले चुप लगाएर बस्नुपर्छ। त त्यो पद्धति भएको हुनाले जबसम्म यस विषयमा निवेदन चाहिँ प्रक्रियामा आउँदैन तबसम्म चाहिँ अदालतले केही भन्न सक्ने अवस्था भएन। तर अदालतले यदि यस्तो खण्ड आयो भने अनि त्यस्तो मुद्दा मामिला वा निवेदनको हकमा आफ्नो कुरा राख्न सक्दछ र संविधान बमोजिम कानून बमोजिम आदेश दिन सक्दछ सबै पक्षलाई।
1: हजुर, अब निर्वाचनको कार्यक्रम पनि शुरू भइसकेको छ, राजनीतिक दलहरूले बन्द सूची समानुपातिक तर्फको बन्द सूची पनि बुझाइसकेका छन्। यस्तो अवस्थामा संसद पनि जारी रह्यो भने अब हुने मंगसिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि निर्वाचनमा चाहिँ यसले के असर गर्छ त्यतातिर पनि?
3: अब यस्तो छ, एउटा कुरा त के हो भने एक अर्काको सुविधा र गठबन्धनको नीतिका कारणले गर्दा संवैधानिक कानूनको एउटा पद्धति कम्प्रोमाइज भयो, पद्धति बनाउनलाई 100 वर्ष लागेको छ। त्यो हामीले गोजीबाट झिकेर फुत्त बनाएको त्यो त पद्धति होइन नि त। संसदीय पद्धतिमा शक्ति र शक्तिको सन्तुलन यो अभ्यासद्वारा चाहिँ स्थापित भएको चाहिँ धेरै वर्ष भइसक्यो, जुगौँ भइसक्यो, अनि त्यही अभ्यासहरूलाई संविधानमा उल्लेख गरिएको हो। अब सबै कुरा संविधानमा उल्लेख भएका छैन, तर के मान्नु पर्दछ भने यो संविधान चाहिँ आउटलाइन हो, होइन, रूपरेखा हो, संरचना हो, तर यसका सिद्धान्तहरू छरिएका छन्, अभ्यासमा छन्, कानूनका किताबहरूमा छन्, संविधानका शास्त्रहरूमा छन्। हाम्रोमा चाहिँ के भयो भने ती कुराहरूलाई पन्छाइयो, अनि अब पन्छाइयो र संविधान भनेको तमसुक होइन नि त। तमसुकमा चाहिँ के हुन्छ भने तपाईँको दुई पक्ष मिल्नुहुन्छ, लेनदेन गर्नुहुन्छ, अनि त्यसका प्रक्रियाहरू जे लेख्नुहुन्छ अदालतले त्यसैलाई परेको बेला भराइदिन्छ। संविधान भनेको त्यस्तो होइन, संविधानमा त्यो दुई पक्षको कुरा होइन, यो देशको सम्पूर्ण राजनैतिक पद्धतिलाई चाहिँ स्थापना गरिएको छ र त्यसका चाहिँ भ्याल्यु सिस्टम चाहिँ कानूनका किताबहरूमा हुन्छन्, सिद्धान्तहरूमा हुन्छन् र संविधानका शास्त्रहरूमा हुन्छन्। अब त्यो चाहिँ हाम्रो एउटा ठुलो पद्धति कम्प्रोमाइज भयो हाम्रो देशमा। अब अहिले आजका मितिमा नेपालको प्रधानमन्त्रीले चाहिँ बजेटलाई चाहिँ हामी पुनर्विचार गर्छौँ भनेर प्रतिनिधि सभामा अब प्रस्ताव लैजान गाह्रो छ। केले छेक्छ? किनभने अब अधिवेशनको अन्त गरेको हो, अब उसको अब निर्वाचन आयोगले 2-4 चाहिँ कमेन्ट गर्ला, कमेन्ट गरे पनि त निर्वाचन आयोगले आर्मी र पुलिस हुल्न सक्दैन सिंहदरबारमा, उसले त एउटा मूल्य मान्यताको कुरा गर्ने हो। भनेपछि कम्प्रोमाइज हुने स्थिति पनि छ। अब प्रधानमन्त्री एउटा डेमोक्रेटिक पार्टीको नेतृत्व गर्नुहुन्छ, उहाँले त्यसो नगर्नु होला, तर सिद्धान्त त अब बाघले मान्छे नखानु त बाघले तपाईँको जनावरहरू नखेद्नु त उसको इच्छाको कुरा हो तर खेद्न त पाउँछ नि जङ्गलको नियम त त्यही नै हो त जङ्गलको मौलिक कानूनले त्यस्तो नियम चाहिँ छैन जसमा चाहिँ बाघले चाहिँ व्रत बस्ने भन्ने होला त जब तपाईँले प्रधानमन्त्रीको अधिकार स्वीकार गर्नुहुन्छ उहाँ अब कार्यवाहक प्रधानमन्त्री होइन उहाँ फुल फ्लेज्ड प्रधानमन्त्री हो जुन दिन अर्को प्रधानमन्त्री आउँछन् त्यो दिन बिदा हुनुहुन्छ भन्ने हो भने त अब अहिलेका काम कारवाहीहरूमा उहाँले संकीर्णता राख्नु आवश्यकता छ उहाँले मजाले चाहिँ काम त्यही रूपमा गर्न सक्नुहुने भयो जुन रूपमा उहाँले हिजो चाहिँ गर्नुहुन्थ्यो त्यस हुनाले हाम्रो पद्धति प्रभावित भएको छ तर अब उहाँले कुन रूपमा त्यो मूल्य मान्यतालाई प्रभावित गर्दै हुनुहुन्छ काम गराइबाट भन्ने कुरा अर्को प्रश्न हो अब त्यो चाहिँ समयले देखाउँदैछ।
1: हजुर, तपाईँ अहिले विविध विचारको मदानी नेपाल चौतारी सुनिरहनु भएको छ। यो कार्यक्रम अहिले एन्टेना फाउन्डेशन नेपालको फेसबुक पेजमा तपाईँ हेर्न सक्नुहुन्छ भने देशभरका विभिन्न रेडियोबाट एकैसाथ सुनिरहनु भएको छ। तपाईँ अहिले एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ। हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660013456 र 9801575008। यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन। साथै तपाईँ अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ। नेपाल चौतारीमा आज हामी संविधानविद डाक्टर विपिन अधिकारीसँग अहिलेको संवाद, अहिलेको संसद र यो निर्वाचनको विषयमा कुराकानी गरिरहेका छौं। तपाईँ पनि डाक्टरसँग आफ्ना प्रश्न र जिज्ञासा छन् भने राख्न सक्नुहुन्छ। यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा कोही आउनुभएको छ श्रोता, हामी उहाँसँग कुराकानी गर्छौं। पुष्कर थापा दैलेखबाट आउनु भएको छ। पुष्करजी नमस्कार।
4: नमस्कार, आजको अतिथिलाई पनि नमस्कार छ। मेरो प्रश्न के छ भने अस्ति शनिबारदेखि संसद अधिवेशन सकियो, संसद यस्तो अवस्थामा प्रतिनिधि सभाबाट विभिन्न कानूनहरू निर्माण गर्न पाइन्छ या पाइँदैन? पाइँदैन भने यस निर्वाचनलाई टार्गेट गरेर विभिन्न बजेटहरू प्रस्तुत र कानूनहरू निर्माण भएपछि त्यस्ता व्यक्तिहरूलाई के हुन्छ? मेरो यही प्रश्न हो।
1: हजुर, त्यसै गरेर अर्को दैलेखबाट नै आउनुभएको छ सुदन सुनार, उहाँको पनि हामी प्रश्न अथवा जिज्ञासा लिइहालौं। हजुर नमस्कार सुदनजी।
5: नमस्कार अतिथिलाई पनि नमस्कार, रेडियो सुनेर बस्नुभएका सबै श्रोता मित्रहरूलाई पनि नमस्ते।
1: हजुर, यहाँको प्रश्न।
3: नमस्ते,
5: म चाहिँ दलित परिवारको, अब दलित परिवार दलित भएको कारण गरिबी बन्न पनि परे, शरीरमा कमजोर पनि परे, अनि त्यसैले डिप्लोमा तह प्राविधिक पढ्नको लागि छात्रवृत्ति त्यो राजनीतिबाट कानुन जस्तै संविधानमा कति के उल्लेखित गरिएको छ अनि कर्णाली प्रदेश पनि के कस्तो छ, त्यसैले त्यो अतिथिसँग प्रश्न राख्छु। हुन्छ, धन्यवाद।
1: यहाँको प्रश्न अन्त्यतिर अर्कै विषय भएकोले हामी अर्को साताको कार्यक्रममा सम्बन्धित अतिथिसँग राख्नेछौ। डाक्टर साहब, पुष्कर थापाले भन्नुभएको थियो यो अधिवेशन अन्त्य भएपछि अब यो कानूनहरूको बारेमा चाहिँ यो के कार्यक्रम गर्न पाउँछ अब संसदले भनेर राख्नुभएको थियो, उहाँको प्रश्नको जवाफ लिइहालौ।
3: अघि हामीले अलिकति चर्चा गरिसकेका छौँ कि प्रतिनिधि सभाले अधिवेशनको अन्त्य भइसकेको छ, त्यस हुनाले अहिले नियमित काम कारवाही यसले गर्न सक्दैन। तर यदि अधिवेशनलाई चाहिँ पुनः आह्वान गरियो, नयाँ अधिवेशन भने, अब निश्चित रूपमा उसले काम गर्न खोज्नेछ अनि उसको अधिवेशन बोलाइसकेपछि संसदको विशेषाधिकार हुन्छ, उसले त्यो प्रयोग गर्न सक्दछ। त नबोलाउँदासम्म पनि अब केही न केही प्रभाव त हुन्छ नि। अब निर्वाचनमा जाने मान्छे जो चाहिँ अहिले पदीय हैसियतमा छन् उनीहरूले चाहिँ माननीय भएरै जान्छन्, अनि जुन प्रतिस्पर्धा गर्ने अर्को पक्ष, अर्को दल, अर्को समूहका मान्छेहरू छन्, उनीहरू सडकमा उभिएका मान्छेको अगाडि उनीहरूले चाहे आफ्नो हैसियतको प्रयोग गर्दछ। त कतिपय मान्छेहरू संसदको एउटा जुन क्षमता छ त्यसलाई प्रयोग गरेर जाने भए, हामीले अहिलेसम्म नियम पढेका के अरे कुनै न्युज पढेका छैनौँ, अब पिएसओहरू विदा भएका छन्, अब चाहे के हो भने गाडीहरू पनि सरकारको चाहिँ फर्किएको छ, र त्यस्तै जुन एउटा औपचारिक हैसियत दिएको छ एउटा सांसदको नाताले प्रतिनिधि सभाका सदस्यहरूलाई, तिनीहरू फिर्ता गरिएको छ भन्ने त छैन। भनेपछि ती सुविधाहरूको प्रयोग गरेरै उनीहरूले भोट माग्न सक्नेछन्, अब त्यो कम्प्रोमाइज भएको हो, त्यस्तो गर्नु हुँदैन। अब शिक्षित जनता भएको भए जनस्तरमै त्यसको परिणाम बुझिन्थ्यो, तर हाम्रो चाहिँ के छ भने जनतामा चाहिँ एउटा मतदाता शिक्षा बलियोसँग स्थापित नभएको कारणले गर्दा अनि कतिपयले निर्वाचनलाई प्रभावित गर्न सक्दछन् पद ओहदा र अहिलेको जुन हैसियत छ त्यसका कारणले, त्यो चाहिँ राम्रो कुरा भयो।
1: हजुर डाक्टर साहब, अर्को सहभागी आउनु भएको छ चितवनबाट तिलक अधिकारी, हामी उहाँको प्रश्न अथवा जिज्ञासा सुन्छौ। हजुर तिलकजी, हेलो।
6: हजुर नमस्कार।
1: नमस्कार, यहाँको प्रश्न।
3: नमस्ते,
6: प्रश्न अब यहाँ अधिकारी सरलाई मेरो के प्रश्न छ भने, अब संविधानमा उसले लेखिएका कुराहरू हुबहु ती चुनावमा जति पनि अब उम्मेदवार भएर लड्न खोजेका छन् हार्दिकको आफ्नो ठाउँमा त्यो सवालै छ, त्यो संविधानमा भएका उल्लेखित कुराहरूलाई त्यो नियम पालना, त्यो संविधानमा भएका कुराहरू जति पनि छन् तिनलाई पालना नगर्दाखेरि त्यसको कारवाही कसले गर्ने, र त्यो संविधानका कारवाही गर्ने अनि खालि त्यो संविधानमा उल्लेख भएका व्यक्तिहरूले लेखिएका कुराहरू जति पनि छन् त्यस अब त्यसको सबै उल्टो विपरीत काम गरिरहेको छ, अब त्यो संस्कृत निकाय त्यसले त्यसलाई कसले नै कसरी कारवाही गर्ने, कारवाही नै भएको सुनिँदैन, खालि यस्तो उस्तो मात्रै भन्ने कुरा सुनिन्छ, तर कारवाही फलाना फलाना गरियो भनेर हामीले कहिले मिडियाहरूबाट सुनिएको छैन के।
1: हुन्छ धन्यवाद, हुन्छ धन्यवाद तिलकजीको, हामी प्रश्नको जवाफ एकछिनमै दिनेछौ। अहिले बागलुङबाट अनमोल खत्री हुनुहुन्छ, अनमोलजी।
7: हजुर नमस्कार।
1: नमस्कार, यहाँको प्रश्न।
7: हाम्रो अतिथिज्यूलाई पनि नमस्कार।
3: नमस्ते,
7: मेरो यो प्रश्न के छ भन्दाखेरि, जुन अहिले जुन देखिएको छ जुन समस्या, यो कार्यपालिका र न्यायपालिका बीचको जुन टकराव देखिएको छ, यस यो विषयमा अब विशेष गरी यो निलम्बनको विषय छ, यो प्रधान न्यायाधीश चोलिन सम्पे जगराको विरुद्धमा जुन यो पाँच दलको गठबन्धनले जुन यो कदम चाले र यो जुन प्रधान न्यायाधीश विरुद्ध अब यो टुङ्गोमा पुगेको छैन, यो अब कस्तो हुन्छ, संविधान अनुसार के छ, तपाईँले के भन्नुहुन्छ? र अर्को मेरो प्रश्न के छ भन्दाखेरि, यो जुन यो लोकतन्त्रको एउटा सुन्दर पक्ष पनि चुनाव नै हो, तर यो जुन गठबन्धन गरेर जानमा कति औचित्य छ, र यो जुन विचार सिद्धान्तहीन, यो त लोकतन्त्रमा त आफ्नो विचार सिद्धान्तले जुन गठबन्धन गरेर आफ्नो जुन गठबन्धन नगरिकन चुनावमा एक्लै एक्लै जानुपर्ने हो, र सत्ता प्रयोगका लागि जुन गठबन्धन गरिन्छ यसलाई तपाईँले कसरी लिनुहुन्छ?
1: हुन्छ धन्यवाद डाक्टर साहब। हामी तिलक अधिकारीको प्रश्नको जवाफ लिइहालौँ। उहाँले भन्नुभएको छ अब जहिले पनि अब काम चाहिँ हुन्छ होइन, त्यसको कारवाही गर्ने निकाय कुन हो, किन कारवाही हुँदैन भन्नुभएको छ, खासमा कारवाही गर्ने निकाय चाहिँ कुन हो त?
3: अब संविधान अनुसार अब यदि कुनै पनि कुरामा गैर कानूनी या असंवैधानिक काम कारवाही भएका छन् भने जो सुकैले पनि निवेदन लिएर अदालत जान सक्दछ। अदालतमा त्यो गैर कानूनी काम कारवाहीलाई एउटा चाहिँ पब्लिक इन्ट्रेस्ट लिटिगेसनका रूपमा, अर्थात् एउटा सार्वजनिक अधिकारको संरक्षणका लागि गरिने एउटा कानूनी कारवाहीमा उसले चाहिँ संलग्नता देखाउन सक्दछ, उसले त्यो निवेदन दर्ता गर्न सक्दछ र चाहिँ त्यसलाई बदर गराउन या भइरहेका काम कारवाहीलाई तत्कालै रोक्न चाहिँ सक्दछ एउटा। दोस्रो त नागरिक समाज हो, नागरिक समाजले यस्ता कुराहरूमा चाहिँ आफ्नो स्वतन्त्र दृष्टिकोण राख्नु पर्यो। हामी कहाँ राजनैतिक दलहरूसँग हरेक मान्छेले चाहिँ साइनो लगाउने गरेको छ, दाजुभाइ दिदीबहिनी भए जस्तो एउटै आमाले जन्म आएको, जसरी साइनो जन्मबाट आउँछ आमाको पेटबाट, हो त्यसै गरी म त फलानो पार्टीको, म त चिलानो पार्टीको भनेर त्यसरी नसोचिकन हाम्रा लागि चाहिँ विकल्पहरू छन् सयौं, र यी सबै विकल्पहरू मध्ये उचित विकल्प हामीले सोच्नु पर्दछ, र कानुनी रूपमा र गैर कानुनी रूपमा काम कारवाही भएका छन् भने त्यसको मूल्याङ्कन गर्नुपर्छ, आफ्नो दृष्टिकोण राख्नुपर्छ र आफ्नो भोटलाई पनि प्रभावित गर्नुपर्छ भन्ने कुरा त्यो हुनु पर्यो। त्यस्तै विभिन्न संघ संस्थाहरू हुन्छन्, उनीहरूले प्रेसर क्रिएट गर्नु पर्यो, त्यो प्रेसरले गर्दा अनि सरकारलाई पनि बाध्यता हुन्छ, गठबन्धनले पनि सोच्दछ ओहो अब हामीले धान्न सक्दैनौँ त्यसो भए अब चाहिँ भने अनुसार गरिदिउँ भनेर उनीहरू गर्न लाग्दछ। हाम्रोमा चाहिँ अब यही नाता कायम र नारायणदेहीको सम्बन्धले गर्दा अनि मान्छे स्वतन्त्र बन्न सक्दैन, त नागरिकको स्वतन्त्रता स्वतन्त्र बन्नका लागि हो, अब त्यो नबन्दाखेरि अनि हाम्रो व्यवस्थाले पनि कहीँ न कहीँ चाहिँ त्यसको कारणले गर्दा चाहिँ सहर गर्दछ। त अब तपाईँले भन्नुभयो त्यसैको अर्को प्रश्नमा कि गठबन्धनको कुरो, त वास्तवमा निर्वाचन गर्दाखेरि गठबन्धन लिएर सरकार पक्ष चाहिँ जाँदैन, जानु हुँदैन। हामी यत्रो चाहिँ कानुनमा यत्रो सुविधा दिएको छ संगठनका लागि, त्यसलाई दर्ता गर्ने, त्यसलाई प्रजातान्त्रिकरण गर्ने, त्यसको लागि प्रतिनिधिमूलक बनाउने, त्यसको बजेटदेखि लिएर आन्तरिक पारदर्शिताका कुराहरूदेखि लिएर कानूनले यी सबै पूर्वाधार किन दिएको छ राजनैतिक दललाई भने आफ्नो अनुहार देखाएर भोट माग, आफ्नो कार्यक्रम र नीति तथा जुन एउटा भविष्यमा का प्रति जुन प्रतिज्ञाहरू छन् त्यसलाई राख, हिजोको चाहिँ चरित्र देखाऊ अनि भोट माग। अब भोट लिएर जाँदा सरकार बन्न सकेन भने गठबन्धन गर्दा राम्रो कुरा हो, किनभने जे जस्तो म्यान्डेट जनताले दिएका छन् त्यो म्यान्डेट अनुसार सरकार बन्नु पर्यो, पाँच वर्ष चाहिँ चल्नु पर्यो। अब तर त्यस्तो हुन सकेन, तर अब त्यसको चाहिँ सुरुमै यदि हामी गठबन्धन गर्यौँ भने अनि मतदातालाई सकस हुन्छ। अब तपाईँ विचार गर्नुहोस् कि एउटा मतदाता छ, एकदम स्वतन्त्र छ, उसले काङ्ग्रेसलाई भोट दिने कि माओवादीलाई कत्रो ठुलो अन्तर छ, किनभने त्यो सैद्धान्तिक रूपमा दुइटैको धरातल फरक छ, दुइटै अलग अलग पार्टीहरू हुन्, बन्ने तरिका पनि फरक छ, उनीहरूले गरेको काम कारवाही पनि फरक छ, उनीहरूले बोकेको इतिहास पनि फरक छ र भविष्यका लागि भिजन पनि फरक छ। त अब एउटा भोटरलाई त अल्म लिने कुरा भयो, त एउटा त हामीसँग विकल्पहरू धेरै भए अनि दोस्रो चाहिँ के भनेदेखि झाम्मा जुम्मा पारेर विभिन्न विकल्पलाई लड्डु बनाएर बेच्न राखियो। अब त्यो त लड्डु बनाएर बेच्न राख्दा के हुन्छ भने त्यो भित्रको कुरो थाहा हुने भयो अनि मतदाताको मत प्रभावित हुने भयो। अब हामी अलिकति जान्ने बुझ्ने राजनीतिलाई त अलिकति एउटा दृष्टिकोण कायम गर्ला, नभए सामान्यतया मान्छेले त्यो बुझ्न सक्दैन। त्यही अनि त्यस हुनाले कम्तीमा पनि निर्वाचनमा जाँदा र त्यसमा पनि ठुला पार्टीहरूले माओवादी जस्तो पार्टी, नेपाली कङ्ग्रेस जस्तो पार्टी, या अहिले छुटिएको समाज के अरे भइरहेको समाजवादी, या चाहिँ के अरे जुन राष्ट्रिय धारका पार्टीहरू छन् हो, उनीहरूले चाहिँ अलि ठुलो दिलले आफ्नो झन्डा देखाएर आफ्नो अनुहार देखाएर भोट लड्दा जनताका लागि राम्रो हुन्छ। म एउटा प्रजातान्त्रिक एउटा दृष्टिकोण भन्दैछु। अब हाम्रोमा चाहिँ गठबन्धन जाँदैछ, अब प्रतिपक्षले सामान्यतया गठबन्धन गर्दछ यदि सरकार चेन्ज भएन भने, अब सरकारले नै गठबन्धन गर्यो भने त्यो चाहिँ जनताका विकल्पहरू साँगुरिन्छन् कि भनेर सोच्नुपर्ने अवस्था हुन्छ। त राम्रो कुरोलाई चाहिँ हामीले संविधानमा लेखेको छैन भनेर छाड्नु हुँदैन, त्यो चाहिँ के हो भनेदेखि कसरी सोच्नु पर्यो भने यो एउटा चलेको चलन के हो भने निर्वाचनमा आफ्नो अनुहार देखाएर जाने, आफ्नो पार्टी, आफ्नो विधान, आफ्नो म्यानिफेस्टो, आफ्नो नीति तथा कार्यक्रम र चरित्रवान मान्छेहरू लिएर जाने हो, पछि जितेर आएपछि अनि लेखाजोखा गर्दाखेरि अब सब चाहिँ भागिता देखाउनु पर्यो, गठबन्धन गर्नु पर्यो भने अनि आआफ्नो हिसाब मिलान गरेर एउटा साझा दृष्टिकोण कायम गरेर सहभागीहरू बीच एउटा गठबन्धन गरेर अनि सरकार निर्माण गर्न सकिन्छ। पहिले नै गठबन्धन गर्दा त अब त्यसो भए पोलिटिकल पार्टीलाई यत्रो स्वतन्त्रता किन दिने? हाम्रो देशमा तपाईँ कुनै पनि वार्डमा हुलाक नहोला, पार्टीको कार्यालय छ। पार्टीहरू यति संगठित संस्थाहरूले मूल्य मान्यताको कुरामा असंगठित देखिनु हुँदैन।
1: हजुर डाक्टर साहब, अर्को प्रश्न थियो, अहिलेको यो अवस्थामा निलम्बित प्रधान न्यायाधीश सुरेन्द्र शमशेर जबराको मुद्दा चाहिँ अब के हुन्छ भनेर भन्नुभएको थियो हाम्रो अनमोल खत्रीजीले, के हुन्छ?
3: त्यो अब यस्तो छ, फेरि सिद्धान्तकै कुरा आयो। अब अधिवेशन अन्त भयो अनि त्यो मैले भनिसके भङ्ग हुनु पर्दथ्यो, तर मानव अन्त नै गरिएको छ। अब यो ड्यामेज कन्ट्रोलकै कुरा गर्ने हो भने पनि अब अधिवेशन फेरि बोलाउन मिल्दैन। अब किनभने निर्वाचनको आचार संहिताले सबैलाई गाँट्दछ, निर्वाचन आयोगले पनि प्रश्न गरिसकेको छ कि बन्द सूची फाइल गरिसकेपछि अब यी राजनैतिक किसिमका कुनै पनि काम कारवाही गर्न पाइँदैन, प्रतिनिधि सभा पनि चाहिँ रहनु हुँदैन भनेपछि अब यो महाभियोगको सन्दर्भमा काम गर्न सक्ने न त परिस्थिति छ, न वातावरण छ, न त प्रतिनिधि सभाको क्षमता छ। यस विषयलाई लिएर अधिवेशन बोलाउने भन्ने पनि हुँदैन, र अधिवेशन बोलेपछि अनि केवल नेपालमा अधिवेशन कि त बोलाइँदैन, बोलायो भने सबै विषय वस्तुहरूमा अविश्वासको प्रस्तावका लागि चाहिँ बोलाइने अवस्थामा बाहेक अरू सबै खुला हुन्छ। त्यस हुनाले हामीले चाहिँ अब उहाँका सन्दर्भमा यो प्रतिनिधि सभा भङ्ग भए सरह छ। अब तर अब हाम्रो दृष्टिकोण चाहिँ के राख्यो भने जाँचबुझ समितिले महाभियोगको उसले के भनेर रिपोर्ट दियो भने हाम्रो जाँचबुझको रिपोर्ट यो हो, बाँकी कुरो चाहिँ अब नयाँ प्रतिनिधि सभाले गर्दछ। अब प्रतिनिधि सभा अहिलेको प्रतिनिधि सभाका जुन प्रस्तावकहरू छन् महाभियोगको, अहिलेको जुन जाँचबुझ समिति थियो, अहिलेको जुन चाहिँ तपाईँको प्रतिनिधि सभाका सदस्यहरू थिए, उनीहरूको हैसियत थियो, सरकार थियो, यी सबै कुराहरू अब चाहिँ अन्त भयो। यो अब यदि नयाँ प्रतिनिधि सभा आयो भने पनि त्यो यही हुँदैन, उसले खाँचुली फेरिसकेको हुन्छ, उसको हैसियत समान हो, तर उसको राजनैतिक जुन एउटा संगठनका रूपमा जुन देखिन्थ्यो त्यो फरक भइसक्छ। भनेपछि उसलेको आज टुङ्गो नलागेको कुरो नयाँले लिन सक्दैन, सिद्धान्त त्यही नै हो। अब बलमी चाहिँ गरेर त जे पनि व्याख्या गर्न सकियो, मेरो भन्नुको तात्पर्य यो प्रधान न्यायाधीश जसमाथि यति संवेदनशील चार्जहरू छन् उहाँ चाहिँ सुकिलो हुनुहुन्छ भन्ने होइन, उहाँ सुकिलो हुनुहुन्न, तर अब प्रतिनिधि सभाकै आफ्नो एउटा काम कारवाही र चाहिँ यो जुन स्लो चाहिँ एक्सनका कारणले गर्दा यो महाभियोगको जुन प्रस्ताव छ त्यो दुर्घटनामा परेको चाहिँ सत्य हो।
1: हजुर डाक्टर साहब फेरि सहभागी हुनुहुन्छ, अब उहाँको छोटोमा यहाँले जवाफ दिइदिनु होला। दैलेखबाट युवराज अधिकारी हुनुहुन्छ, युवराजजी हेलो, युवराजजी उहाँसँग कुराकानी हुन सकेन। हाम्रो टेलिफोन सम्पर्कमा देवराज भण्डारी उदयपुरबाट हुनुहुन्छ, हेलो नमस्कार।
8: नमस्कार सर, नमस्कार
1: हजुर, यहाँको प्रश्न के छ हाम्रो अतिथिलाई?
8: मेरो प्रश्न अतिथिजीलाई पनि नमस्कार, मेरो प्रश्न के छ भने जुन अहिलेको यो राजनीतिक संयन्त्र र नेपालको एउटा संविधान जुन जनताले कल्पना गरेर आएको आउनुपर्ने हो त्यो खालको संविधान नआएर जनताले दुःख पाएको हो कि यो बुझ्न खोजेको? अनि एउटा कुरो के छ भन्नुहुन्छ भने अब हिजो बालन शाहले चाहिँ जुन एउटा काम गर्न डाक्टर बाबुराम भट्टराईले थालेको अभियानलाई उनले पुरा गर्दैछन्, यो अवस्थामा टुकुटा नदीलाई चाहिँ जुन त्यहाँ माथि भवन बनाइयो त्यसलाई चाहिँ खोल्ने क्रममा चाहिँ त्यो भेटियो, अब त्यसलाई चाहिँ अहिले पाटन हस्पिटल चाहिँ अदालतले चाहिँ त्यसलाई रोक्न आदेश दिएको छ, यो के साह्रै उचित हो त? यस्तै संयन्त्र बन्दै गयो भने साँच्चै काम गर्ने मान्छेलाई हतोत्साही गर्ने हो कि निरुत्साही गरेर अगाडि बढाउने हो कि प्रोत्साहन गर्नुपर्ने हो? यो राजनीतिक संरचना अनुसार नै न्यायालय कार्यालय सबैलाई चाहिँ त्यसमा बाँधेको हुन्छ कि यो के हो देशको अवस्था कस्तो हो, जनताले कहिले न्याय पाउने भन्न खोजेको मात्रै
1: हुन्छ। तपाईँलाई धन्यवाद। त्यसै गरी अर्को हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, उदयपुरबाट सुदीप परियार। सुदीपजी नमस्कार।
9: हजुर नमस्कार। हजुर,
1: यहाँको प्रश्न अथवा जिज्ञासा के छ हाम्रो अतिथिलाई?
9: यो चाहिँ संविधानमा चाहिँ अपाङ्गता भएको व्यक्तिहरूले सिनेमा लगाउन पाउने कि नपाउने, के छ संविधानको व्यवस्था अनुसारमा चाहिँ कसरी गरेको छ व्यवस्था, र यो संविधानको निर्वाचनमा चाहिँ लड्न प्रत्यक्ष रूपमा लड्न पाइन्छ पाइँदैन, र उम्मेदवारमा चाहिँ टिकट लिन पाइने कि नपाइने, के छ यो संविधानको अनुसार चाहिँ एकचोटि जवाब दिनुहुन्थ्यो भन्ने।
1: हुन्छ धन्यवाद। हजुर, उहाँको प्रश्नको हामी जवाफ लिइहालौँ डाक्टर साहब।
3: पहिलो प्रश्नको चाहिँ के हो भने कि निर्वाचनको सम्बन्धमा तपाईँ जुन एउटा संविधानका व्यवस्थाहरू छन् त्यो मलाई राम्रो
1: लाग्छ।
3: मैले त्यसमा हेलो
1: हजुर छोटोमा दिइदिनु होला अब चाहिँ
3: हस् त्यो मलाई राम्रो लाग्दछ त्यो कि भने त्यसमा समस्या छैन। निर्वाचनको हाम्रो चाहिँ व्यवस्थापनमा गर्नुपर्ने सुधारका कुराहरू धेरै छन् तर व्यवस्था चाहिँ राम्रो छ, त्यस हुनाले अब संविधानै नराम्रो भन्नुपर्ने अवस्था मैले देख्दिनँ। अब जुन चाहिँ अहिलेको प्रचलनमा जुन हामी निर्वाचित प्रतिनिधिहरू भएर जो पनि जान सक्दछ समस्या छैन, अहिलेका सांसदहरू पनि जान सक्दछन्, नयाँ मान्छेहरू पनि जान सक्दछन् उम्मेदवारका लागि, सबै कुरा कानुन बमोजिम यदि चाहिँ योग्यता पुग्दछ उमेर पुग्दछ भने अनि उसले चाहिँ उम्मेदवारी दिन सक्दछ। खालि कुरा के आयो भने कि प्रत्यक्षतर्फ उम्मेदवारी दिनेले समानुपातिक या बन्द सूचीमा चाहिँ उसको नाउँ हुनु हुँदैन, बन्द सूचीमा उम्मेदवारी दिनेले यतातर्फ चाहिँ लड्न सक्दैन, त्यो कुरो चाहिँ दुइटै एक अर्कासँग एक्सक्लुसिभ मानिन्छ अनि दुवैतिर लड्न पाइँदैन। त चुनावले जुन निर्वाचित प्रतिनिधिहरू आउँछन् उनीहरूको अधिकार पनि चाहिँ ग्यारेन्टी गर्दछ। त आज तपाईँले बालेन शाहको कुरा गर्नुभयो, उहाँले चाहिँ अदालत अहिले अदालतले जे चाहिँ आदेश गरेको त्यो पाँच दिनका लागि हो, त उपस्थित भए पाँच दिन चाहिँ केही नगर्नु भनेको हो। अब आफ्नो दाबी लिएर महानगरपालिका पनि जान्छ अनि निवेदक पनि त्यहाँ पहिलेदेखि उपस्थित छ, उनीहरूले कानुनी आधारहरू उल्लेख गर्दछन् अनि अदालतले सही के हो गलत के हो निर्णय दिन्छ। त्यसो हुनाले अदालती प्रक्रियाबाट डराउनु पर्दैन, हाम्रो समाज भनेको अधिकारमुखी समाज हो, यो संविधानले हरेकको अधिकार ग्यारेन्टी गरेको छ, प्रजातान्त्रिक प्रक्रियामा ढिलो ढालो हुन्छ तर मानव अधिकारलाई चाहिँ कसैको पनि चाहिँ साँगुरियो व्याख्या गर्नु हुँदैन। त मैले मलाई लाग्छ तिनैवटा प्रश्नको जवाब दिएको छु।
1: हजुर हुन्छ डाक्टर साहब, यहाँले आफ्नो समय दिएर संसद र अहिलेको निर्वाचनका विषयमा कानूनमा के छ संविधानमा के छ भन्ने कुराको प्रष्ट पारिदिनुभयो, यसको लागि समय र तपाईँलाई धेरै धेरै धन्यवाद।
3: धन्यवाद, थ्याङ्क यू सो मच।
1: हजुर, नेपाल चौतारीमा आज हामीले अहिलेको संसद र निर्वाचनका विषयमा कुराकानी गर्यौं। नेपाल चौतारीको आजको छलफलमा सहभागी भएर अहिलेको संसद र निर्वाचनका विषयमा जानकारी गराइदिनु भएकोमा संविधानविद डाक्टर विपिन अधिकारीलाई धेरै धेरै धन्यवाद। साथै कार्यक्रम सुनेर साथ दिनुहुने र फेसबुकमा हेर्नुहुने तपाईंलाई पनि धन्यवाद, अनि कार्यक्रममा आफ्ना जिज्ञासा वा विचार राख्नुहुने तपाईंलाई पनि धेरै धेरै धन्यवाद। हवस् त, नेपाल चौतारीको अर्को अंक अब आउँदो शुक्रबार निर्वाचनसँग सम्बन्धित अर्को महत्वपूर्ण विषयका साथ बिहान ठिक 8:15 पुनः आउने नै छौं। तबसम्मका लागि आजका अतिथि उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म इन्द्रसरा खड्का पनि बिदा हुन्छु। तपाईको आजको दिन शुभ रहोस्। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 87
2: फेरि रुन थाले। एकछिन चुप लगाएर बस्न सक्दिन। यो तेरिका नरो न भन्यो नरो।
3: होइन, किन रुन्छ? यो
2: भुइँमा खेल्न नपाएर होला नि।
3: अनि किन पिछुमा बोक्नु पर्यो त? आमा हुनुहुन्न, आमालाई समाउन दिए भए पनि हुन्थ्यो।
2: आमाले समाइदिएको भए त भइहाल्थ्यो नि, सन्चो छैन भनेर सुतिसक्नु।
3: ए, के भयो?
2: अरू के हुन्छ, सधैँ जस्तो त हो नि। त्यो जिउ पनि सधैँ गल्दो रहेछ।
3: आमाको सुगर बढाए जस्तो छ। एकपटक जचाउन लैजाउँ भने आफूलाई एकछिन फुर्सद छ।
2: सुगर भएको मान्छेलाई चिनीहाल्या चिया नखाइँदैन, अनि बढिहाल्छ नि सुगर। आफूलाई सन्चो गर्दैन भनेपछि त नखानु नि।
3: के गर्नु त, जति भने पनि लाग्दैन हाम्रो आमालाई। एक अङ्खरा पानीले त हिँड्दो।
2: एउटा पानी पनि छरेर खान नसक्ने। लाउनु एकछिन नानी समाइदिन त, म चुलो पोतेर सक्छु।
3: सक्दिनँ म।
2: कस्तो होला, एकछिन समाइदिनु न।
3: थकाइ लागेको छ भने के?
2: थकाइ त मलाई पनि लागेको छ नि, झन् दिनभरि बच्चा बोकी बोकी।

0: अझ उल्टै मलाई सुतेर बस्छ भन्छ।
1: मेरो पनि त एकछिन हात खाली हुँदैन, घरको काम बच्चाको सेयर कसरी गर्छु होला, कहिले सोच्नु भएको छ?
2: त्यति पनि नगरे त खाएको कसरी पच्छ त?
1: त्यही त, दिनदिनै मासु भात खुवाएर राख्नु भएको छ, आफूलाई राम्रोसँग भात नरुचेको कति भइसक्यो। तँलाई के खान मन छ भनेर सोधेर खुवाउनु त कता कता।
2: त्यही त, पैसा आकाशबाट खस्छ,
0: पैसा कमाउन कति गाह्रो हुन्छ तँलाई के थाहा? अर्का कमाइमा खुट्टा पसारेर खाएको जस्तो सजिलो हुने भयो त।
1: घरभरि नोकर चाकर राखिदिनु भएको छ, खुट्टा पसारेर खाइहाल्छु नि। आफूलाई बिहानदेखि बेलुकासम्म टुसुक्क बस्नेसम्म फुर्सद हुँदैन। तपाईँको आमाको स्याहार सुसार, घर भनौ बच्चा भनौ, म एउटाले के मात्र गर्ने? म मेसिन हुँ।
2: सबैले गरेका छन्, तैँले मात्र सक्दिन भन्न सुख पाउँछ? केटी मान्छे भएर जाब एउटा घर पनि सम्हाल्न नसके के काम?
1: एक दिन होइन, दुई दिन होइन, सधैँ गर्न त हामीलाई पनि गाह्रो हुन्छ नि। घरमा कसैले ढलेको लोटा उठाइदिँदैन, सन्चो छैन भन्ने थाहा हुँदा त सघाइदिनु नि।
2: जहिल्यै केही न केही हुन्छ है तपाईँ। मलाई सन्चो छ भने आजसम्म सुनेको छैन मैले। ल,
1: ज्यानमा सन्चै नभएपछि म ठिक छु भनेर कसरी भन्ने? एक हप्ता भइसक्यो खान नरुच्छ, मान्छेले कसरी काम गरिरहेको छ बुझ्नु छैन।
2: फेरि पिलपिल गर्न थाल्यो अब। होइन, भयो चाहिँ के तँलाई भन् त?
1: दुई महिना भइसक्यो म पढ्न सरेको, जिउ त्यस्तै त्यस्तै कलेर आएको छ।
2: हिन्दु ओए, कतै त फेरि गर्भवती त भइनस्?
3: ओए किसान, त आज दिनभरि यही मोबाइल हेरेर बस्ने हो क्या हो?
4: के गर्नु त, म त मजासँग नयाँ नयाँ स्टाइलको भिडियो हेरेर बसिदिएको नि।
3: तैँले त्यो भिडियो अझै डिलिट गरेर छैनस्? त्यो भिडियो पनि राख्छस् मोबाइलमा?
4: कहाँ राख्ने त नत्र, अब मोबाइलमा भयो भने जहाँ जति बेला पनि हेर्न पाइन्छ।
3: टोयलेटमा गएर हेर्न पाइन्छ भन्नुहोस् अझै।
4: अब हेरिन्छ नि, के ठुलो कुरो भयो र? बरु तैँले पनि हेर्छस्?
3: हेर्दिनँ, झ्याउ लाग्छ मलाई।
4: ए, झ्याउ नै लाग्न थाल्यो? त्यही भएर होला नि रातभरि नसुती नसुती आँखा रातो पारी पारी हेरे।
3: राति नसुत्नुको कारण त्यही भिडियो हेर्ने मात्रै हुन्छ, अरू कारण हुँदैनन्? सबैले आफू जस्तै ठान्छस् है?
4: अँ, अरू के कारण होला र तेरो? अब पढेर बसे भन्छस् भने म पत्याउँदिनँ, अब राति गाउँमा दोहोरै गाउन पनि पक्कै गइनस् होला।
3: मान्छेका पीडा के छ के छ?
4: अरू के कारण होला र? पढेर बसे भन्छस् भने म पत्याउँदिनँ, अब राति गाउँमा दोहोरै गाउन पनि पक्कै गइनस् होला। कि राति ब्याटिङ गर्न गइस्?
3: मान्छेका पीडा के छ के छ? तँलाई चाहिँ मजाकै छ है?
4: ए, त्यही पीडा भएर हो दिउँसो सुतेको? दिउँसोको निन्द्रामा पनि रोहनदाईसँगै कुरा गर्दै रहेछस् त।
3: के रे, के भन्दै थियो र म?
4: त्यो छान्नु न रोहनदाई, छान्नु न भन्दै थिएँ त। सपनामा पनि के समाता समात चलिरहेको थियो तेरो?
3: है यार, के हो यो मान्छेले सपनामा पनि नछोड्ने भयो।
4: कसले, रोहनले?
3: अँ भने,
4: अब दोस्ती धेरै प्रगाढ भयो भने यस्तै हुन्छ बाबु। अनि अस्ति खुब घुम्न गएको थियो त, कता गएको थिएस? केही सेयरै गरेको छैनस् त?
3: के सेयर गर्ने अरे त्यो जहाँ छहरातिर गएको पनि?
4: छहरा जाँदा त रोजेनालाई खुब मिस गरेको थिएस होला है?
3: ए, नछु न मलाई, तँलाई एकपटक भनेर हुन्न, नछु जा।
4: के भयो भने तँलाई यत्तिकै उछिटिन्छ त?
3: मलाई त्यसरी छोएको मन पर्दैन भने कहिले कहाँ समाएको छ, कहिले कहाँ समाएको छ?
4: समाउँछु त, अनि त के छुनै नहुने नयाँ बेहुली होस् र? ओ, यता आइज न, यता आइज न।
3: हेर किसान, भनिदिएको छु, फेरि डाडुले हिर्काउँछु टाउकोमा अनि जालस चिच्याउँदैन।
4: ला ला ला, छुन्नमा ल, बस ल, म अलिक परै बस्छु हुन्छ?
3: अँ, उतै बस् त, यहाँ फेरि हात लाइस कि भेट्छस् फेरि।
4: छुन्न क्या छुन्न, ल बो। तर आयुष, आज एउटा कुरा झुट नबोली भन् त मलाई।
3: ए, केही पनि भन्दिनँ म, जा चुलाएर बस, उता गएर तेरो भिडियो हेरेर बस्नु जा।
4: नै, म कहीँ जान्न, तैँले आज मेरो कुराको जवाब दिनै पर्छ, भन्छस् कि फेरि छोइदिउँ?
3: के भन्ने हो फेरि, ल भन् त।
4: हेर, तँसँग साथी भएको 5-6 वर्षभन्दा धेरै भइसक्यो, तर मैले आज जस्तो तँलाई कहिले देखाएको थिइनँ।
3: भयो ल, अब चुला, यसबारे कुरै नगरौँ, मलाई केही भएको छैन।
4: तैँले मसँग धेरै कुरा लुकाइरहेछस्, आखिर तँलाई भएको चाहिँ के हो भन्ने भए भन, नत्र आजबाट तँ र म साथी होइनौ, बुझिस्?

0: यसलाई के भइरहेका बिहान है निम्कनी आन्टी जस्तो पो मान्छु आन्टी
1: हेर्दा मनमा आउँदा मनमा न तैले मेरो इज्जत गर्छस्
0: लो के भयो तपाईँलाई मैले के इज्जत गरिनँ भन्दै हुनुहुन्छ कि किन यसरी चिचाउँदै हुनुहुन्छ ढोकामा
1: छाडछुई गरिस् मनमा तैले देउता बस्या घर कुल बसेको ठाउँमा छाई छुई गरिस् मरिसको छु मनमा
0: ए आन्टी उत्सव निम्कले आन्टी के हो पारा तपाईँको यो एका बिहानै मान्छे ओछ्यानमै छ आन्टी के लाग्छ तपाईँ के भयो आन्टी किन यस्तो गर्नुभएको के को नापथोक के को छाई छुई के भयो तपाईँलाई काम ज्वरो आयो दबाई खानुहुन्छ
1: तिम्रा दबाई तिमीसँगै राख देउताले सहेन मलाई
0: आन्टीलाई पहिले पनि यस्तो हुन्थ्यो र मैले त अहिलेसम्म यस्तो भएको थाहा पाएको थिइनँ त
1: यो सब तिमीहरूको कारणले भएको घर खाली गरिदेऊ अब तिमीहरूले
0: आन्टी तपाईँलाई के भएको हो मैले त केही मिसो नै पाइरहेको छैन कि तपाईँ अहिले गएर माथि आराम गर्नुहोस् त अब म पछि आउँछु कुरा गर्न
1: मलाई केही भएको छैन तिमीहरूले लजु छाउ भएको कुरा मसँग लुकाएर यही घर कति पटक छाउ नबारेर राखेछौ मलाई थाहा दिनु पर्दैन सोध्नु पर्दैन तिमीहरूले
0: अब भनिएन छ क्या आन्टी यो कुरा पनि पछि आरामसँग गरौँला नि हुँदैन
1: के को पछि कस्तो पछि नि छाई छुई भएर मेरा देउता रिसाए हाम्रा कुल देउता रिसाए भने अनिष्ट हुन्छ पिर्छन् यहाँ के भनेदेखि देखिहालेछौ क्या अरे घर केही महिनादेखि के तनाव भइराखेको छ तिमीहरूलाई पनि नराम्रो हुन सक्छ
0: हेर्नु शान्ति हामीसँग देउताको खासै ठुलो झगडा केही पनि छैन किन रिसाउने हो र बेकारमा तपाईँको घरमा त्यस्तो केही पनि भएको छ जस्तो लाग्दैन मलाई अनि फेरि योसँग लजुको महिनावारीको केही साइनो पनि छ जस्तो लाग्दैन
1: तिमीहरूले भनेर हुन्छ के भनेदेखि तिमीहरूले छोई नबाडेर मेरो घाँडा एकपछि अर्को अनिष्ट भएको छ यहाँ
0: होइन उत्सव हामीसँग नजिक भयो तपाईँको कुरा टेरेन भनेर बहाना बनाउनु त भएन नि त्यही भएर हामीलाई निस्केर जा भन्नु खोज्नु भयो होला
1: ए मेरो घर हो यो के गर्ने के नगर्ने मेरो मर्जी कसैको अगाडि कुरा लुकाएर गर्ने खालकी होइन म निम्कली बुझिस् के भनेदेखि नि यो घरलाई कोही बाहिरले छाउ गोठ बनाइदिएको मेरा देउताले सहेनन् कुरा त्यही हो
0: ढाँट्नु पर्दैन आन्टी तपाईँले कामे जस्तो गरे पनि त्यही ढाँटे जस्तो नदेखियोस् भनेरै हो मैले सबै कुरा बुझिरहेको छु
1: के सबै कुरा बुझिरहेको छु
0: त्यही उत्सव हामीसँग नजिक भएको कुरा तपाईँले अस्ति पनि त त्यो सन्देशलाई पुलपुल्याइस् हाम्रा पालामा जस्तो कुटेरै तल लाउनुपर्छ भन्दै उत्सवसँग यस्तै बारेमा झगडा गर्दै हुनुहुन्थ्यो होइन
1: तिम्रा व्यवहार तिमीसँगै होलान् मेरो घरको व्यवहार मैसँग रहन देऊ म त छुई छाईको मात्र कुरा गर्न यहाँ आएको थिएँ तिमीले जस्तो कसैको चियोर जस्तो गरेर बस्ने फुर्सद मलाई छैन यस्ता मान्छे मलाई मन पर्दैन
0: कुरोको चुरो सम्हाल्नु तपाईँलाई मात्रै आउँछ तपाईँले सुरुमा कामदै आएको कुरा थाहै पाइन भन्नुभयो अहिले थाहा पाइ पाइ छाई छुईको कुरा गर्न आए भन्नुभएको छ तपाईँ आफै आफ्नो कुरा काट्दै हुनुहुन्छ आन्टी
1: तिमी मलाई नसिकाउँछ त्यहाँ यो मेरो घर हो मैले मेरो आफ्नो घरमा कसलाई डेरा दिने कसलाई नदिने भनेर निर्णय म आफै गर्छु तिमीहरूसँगको कसकस धेरै भयो अब यो घर खाली गरिदिए हुन्छ छिट्टै के भनेदेखि कुरो त्यही हो नत्र मैले
0: ए तपाईँले मलाई निक्लिहाल भनेर धम्की दिन आउनुभयो
1: धम्की सम्की केही होइन जगत सिधा कुरा त्यही हो मलाई कुरा चपाएर गर्न आउन्न बुझ्या हो
0: यो तपाईँको घमण्ड र फुर्ती अलि धेरै भयो क्या आन्टी तपाईँले जुन कुराले मलाई डेरा छाड भन्दै हुनुहुन्छ नि मैले चाहे भने छाउपडीमा भेदभाव र अमानवीय व्यवहार गरेको भनेर तपाईँलाई अहिले 3 महिना जेल र जरिमानामा जाक्न सक्छु
2: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट 4 जना विजेता हुनुहुनेछ विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
3: गत हप्ता सोधेको प्रश्न थियो, कुसुमको पुनः विद्यालय जाने निर्णय सही हो कि गलत? यसको सही उत्तर हो सही। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत रामेछापबाट माया खड्का, दैलेखबाट जंग मगर, रोल्पाबाट धनसारी बस्नेत र बैतडीबाट उत्तम पार्की विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, छोरा छोरीलाई रंग र प्रकार छुट्याएर सामान किनिदिने चलन सही हो कि गलत? प्रश्न फेरि एकपटक, छोरा छोरीलाई रंग र प्रकार छुट्याएर सामान किनिदिने चलन सही हो कि गलत?
4: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हौस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 65।
2: ल है साथीहरू, अब मेरो मम्मी र बाबाको डान्स पनि हेर्नु है। साइनी आन्टीले पनि कमेन्ट गर्नुभएको छ, मेरो दिदी बिना चाहिँ कस्तो राम्रो नाचेको रे। थ्याङ्क यू आन्टी।
3: म त थाके, उहिले उहिले नाची नाचीहरूलाई थकाइन्थ्यो, असिल नसकिने रहेछ।
2: हजुरको झन् कति धेरै कमेन्ट आएको राम्रो नाचेको भनेर। मोहन काकाले आन्टीको नाच देखेरै बिहे गरे जस्तो छ रे। आन्टी कस्तो राम्रो नाचेको रे।
3: तेरो मम्मी त राम्रै त नाच्छ नि, ल हेर त पुनिक पुनिक फन्के।
4: ल भयो, मेरो त खुट्टै दुख्यो।
3: कस्तो राम्रो नाचे बेला, फेरि किन त।
2: ल साथीहरू, मेरो मम्मीलाई ठगाइ लाग्यो रे होइन। अब खुसबु नाच्नु पर्यो, क्रिकेट खेलाडीको डान्स पनि हेर्नु पर्यो भन्नुभएको रहेछ। म त पहिले नाचेर बसेको साथीहरू, अब फेरि नाचौँला नि ल। थ्याङ्क यू फ्रेन्ड्स, बाई।
4: अनि सक्यो त तेरो लाइभ?
2: अब तपाईँहरूको नाच सकेपछि के देखाउनु र? खाना खाएको देखाउनु भएन, त्यही भएर अफ भइदिएको।
4: यो फेसबुक लाइभ त माझकोटकाले नि हेऱ्यो होला नि है?
2: हेरे नि, माझकोट मात्र होइन पुरै देश विदेश सबैतिरकाले हेर्न मिल्छ।
3: तेरो मम्मीलाई फेरि माझकोटकाले देखेर भन्ने ठुलो चिन्ता छ।
4: हो नि त, जे भए नि पहिल्यैबाट साथीसँग घुलमेल गरेको ठाउँ पो त। यो बर्थडे भन्ने सुरुमा त त्यही माझकोटबाटै त मनाइदिएका नि, तपाईँलाई त के थाहा थियो र?
3: ल ल भो, म त केही थाहा नपाउने परिहाल्यो नि।
4: हो नि त, आज पनि सबै खुसबीले सम्झेर गरे त हो नि, मलाई थाहा छैन र।
3: अब के गर्छौ त, मेरो बिर्सने बानी छ, मैले बिर्से पनि छोरीले सम्झे भइगयो नि त।
2: ल मैले त खाना राखिसकेँ है, किचनमै आउने कि त्यति ल्याइदिउँ?
3: यति ल्याउ नि त छोरी।
2: हस् हस् बुवा।
3: आज नाच्दा नाच्दा थाकेर होला, मलाई त भोक पनि बेसरी लागिरहेछ।
2: यी बुवा लिनुहोस् खाना, मम्मीलाई ल्याइहाले है।
4: खासै भोक लागेको त छैन।
2: लिनु। अनि तरकारीमा नुन ठिक छ बाबा?
3: एकदम ठिक छ, नराटी भन्ने हो भने तेरो मम्मीले भन्छ कहिले बनाएर खाना मिठो लाग्छ मलाई।
4: भो भो, बाउ छोरी मिलेर एक्लै नपारे हुन्छ। भोलिदेखि छोरी ट्युसन गइहाल्छ, त्यसपछि मैले पकाएको त खाने होला नि, अहिले छोरीलाई नफुर्काए हुन्छ।
3: मैले फुर्काउनै पर्दैन नि मेरो छोरीलाई। बाई र छोरीको कति तालिम गर्छन् आजकल तिमीलाई कथा?
2: कसले के भन्थ्यो र बाबा?
3: त्यही तिम्रो गेमको कुरा गर्छन्। तिम्रो खेल सिकाउने सरसँग भेट्दा थियो आज पसलमा। खुसबुको क्रिकेट खेल निकै राम्रो छ, परिवारको राम्रो सहयोग रहेछ, उनी त हाम्रो कलेजको गहना हुनु पो भन्दै थियो त।
4: हो नि त, केमा कमजोर हाम्रो छोरी?
3: छोरी एउटा कुरा नडाटे भन त।
2: के कुरा बाबा?
3: तिमीलाई पहिला क्रिकेट नखेला भन्दा निकै पिर लागेको थियो होइन? पहिला मैले जे भने नि अब चाहिँ भन्दिनँ, मजाले खेल, खेललाई अझ राम्रो बनाउनलाई कहाँ गएर सिक्नुपर्छ त्यो पनि सिक, बुझ्यौ?
4: हस् हस्। फेरि खेलमा प्रगति गर्नु भनेर बा आमाले दिएको छुटलाई दुरुपयोग चाहिँ नगर्नु है छोरी।
5: माझी बुढाबुढी एकअर्कालाई निस्वार्थ प्रेम गर्छन्, तर त्यस्ता निस्वार्थीका छोराछोरी स्वार्थी भइदिए।
6: को को भन्दा पनि नबोल्ने को हो? ए रमा, तिमी पो? अनि आज त कामबाट सबैले फर्किछौ त, सबै ठिक त छ नि?
7: ठिकै छ, काममा मनै लागेन, 10-5 को जागिर भए पो, यो चर्को घाममा कति गाउँ गाउँ डुल्नु।
6: ए काममा पो मन नलागेको, म त नानीलाई केही भएर दौडिँदै आयो कि ठानिरहेको नि।
7: ए त्यस्तो त केही होइन दाई, बरु तपाईँले चाहिँ के गर्नु भएको? बच्चाले जस्तो कागज च्यातेर भुइँ बोरी फाल्नु भएको छ त।
6: कथा लेख्न बसेको, आऊ न बस।
7: हजुर।
6: अनि काममा मन चाहिँ किन लागेन त?
7: काम थालेको कति भइसक्यो, 4 जना भन्दा बढी बिमित बनाउनै सकिएन, दिनभरि अफिस पसल बजार घर सबैतिर पुगेर हात जोड्नु पर्छ, यति हुँदा पनि मान्छेलाई बुझाउनै गाह्रो।
6: ए मेरै जस्तो रहेछ, अब किताब लेख्न थालेको यतिका समय भइसक्यो, अहिलेसम्म पुरा गर्न सकेको छैन।
7: अरूसँग आफ्नो दुःख साटौँ भने पनि रमिता मान्नेहरू मात्रै छन् जस्तो लाग्छ, दाई एकजना हो जोसँग ढुक्कले आफ्नो मनको कुरा भन्न सक्छु।
6: ठिकै छ त, म अन्त पनि बुझ्दै गरौँला, आतिनु हुँदैन कि?
7: दाईले ढाडस दिनुहुँदा होझै लाग्छ, मनमा शान्ति मिले जस्तो पनि हुन्छ, फेरि आफ्नो काम हेर्छु आतुरी लागेर आउँछ।
6: हेर रमा,
5: जसले एउटा लक्ष्य लिएर सपना देख्छ नि त्यो व्यक्ति सफल पनि हुन्छ। सफलताको लागि काममा लगाव, मेहनत, योग्यता, क्षमता पनि आवश्यक पर्छ।
7: म काममा मेहनतै गर्ने मान्छे हुँदै तर एकातिर घरमा सासु श्रीमानको ताल, अर्कोतिर आफ्नो कामको बेहाल।
5: के भयो र घरमा? मैले त ठिकै देख्छु त।
7: बाहिरबाट हेर्दा त ठिकै होला, तर अचेल उत्सव र आमाले चकचके भो भनेर सन्देशलाई धेरै नै कुट्छन् दाई।
5: लौ हो र?
7: हो नि, कहिले थुन्ने कहिले रगत ताम्य हुने गरी कुट्ने। अस्ति पनि म नहुँदा भर्याङको खाबोमा बाँधेछन्, बाँधेको नाम्लो छुटेर भर्याङबाटै लडेछन्।
5: लौ के भएको त आमा छोरा? अनि चोट सोट?
7: धन्न ठुलो चोट लागेन दाई, अलिअलि दर्फरिएछ मात्रै। के भन्यो भने आमा छोरा दुवै रिसाउँछन् मात्रै। कहिले सुख पाएला खै?
5: हेर रमा, जिन्दगी भनेको सुख दुःखको खेल त हो नि। भन्छन् नि सुख त क्षणभरको पाहुना हो, दुःख नै जान भएर रहन्छ भनेर। तर कोसिस चाहिँ गरिराख्नुपर्छ, हार्नु हुँदैन नि।
7: हतपत हार खाने मान्छे त कहाँ हो र दाई म पनि, तैपनि कहिलेकाहीँ मन अतासिन्छ।
5: तिमीले सुख दुःखको कुरा गर्दा मैले लेखेको माझीको कथाको एउटा अंश याद आयो, सुन्छौ?
7: सुनाउनुहोस् न।
5: च्यादै फाल्दै गरेको यही कथा लेख्दा नमिलेको जस्तो लागेको कुरा हो कि, ल सुन है त। दिनभरि काम खोज्दा यताउता भौतारिरहेको बुढो माझी चिन्ता समेत थपिँदा झन गलेका थिए। उनी केही नलिए बुढो स्यालजै घर पुगे। बुढो रित्ते हात फर्किएको देखेर बुढीको आशा पनि मर्यो। तैपनि एकजनाको लागि पकाएको भात हेर्दै उनले भनिन्, मैले छिमेकीकोमा खाएर आएकी थिए, तिमी खाऊ यो भात। बुढो माझीले जिन्दगी बेहोरिसकेकी बुढीको अनुहार देखेरै बुझिसकेका थिए उसले केही खाएकी छैन भनेर। माझीले पनि झुट बोले, होइन होइन, मलाई बरु साउको घरमा सामान लगिदिँदा खाना पाकेको रहेछ, खुवाएर पठाए, तिमी खाऊ यो भात। उसले अर्कालाई झुट बोलिसकेपछि फेरि भात खाने कुरा पनि आएन। पाकेको भात अगेनाकै डिलमा राखेर रा दुवैजना सुते। जिन्दगीमा सुख र दुःख आफै भित्र हुन्छ। सुख खोज्दा दुःख झेल्ने वा दुःख गरेर सुख खोज्ने, यी माझी दम्पतिले जिन्दगीको यो यात्रासम्म आइपुग्दा भेउ पाएका छैनन्।
7: कति चोटिला कुरा, कति मिठो कथा। साँच्चै म त जागिर र घरको खोनचक्करले गर्दा दुःखै दुःखको भुमरीमा पिल्छिरहेको रहेछु दाई।
5: रमा, तिमीलाई मिल्ने खाले जागिर म जसरी पनि खोज्छु, तर यो कुरा चाहिँ ललितालाई नभन्नु है। उसै त आजकल नाना थरी शङ्का गरेर न्यू मात्रै खोज्न थालेकी छ।
8: अरे त्यस्तो राम्रो गीत बजिरहेको थियो, एकछिन त्यो रेडियोको कान नबटारे हुन्न।
9: यो उमेर आएर पनि के का माया प्रीतिका गीत सुन्न पर्यो यसलाई? भजन सुन्ने उमेर केटाकेटीले सुन्ने जस्तो गीत सुन्न पाएन भनेर कराउँछे।
10: जेतराज दाई पनि मुख्य कुरो माया प्रीतिले उमेर हेर्छ र भन्या।
8: त्यही त,
9: अब माया प्रीतिले हेरेन भन्दैमा आफूले पनि नहेर्न भयो र भन्या। नमस्कार।
8: नमस्कार है डाङ्गी सर।
10: नमस्कार नमस्कार। आज ढेडो खाने योजना छ कि क्या हो भाउजू? मकै पिँदै हुनुहुन्छ त?
8: त्यही विचार गरे सर।
9: सर बस्नु।
10: चेतराज दाई, आजकल तल पसलतिर जानुहुन्न कि के हो? हिजो पनि आउनुहुन्छ कि भनेर अवेशमा बसे, बसेँ बिहान पनि यसो हेरेको हुनुहुन्थ्यो।
9: एक दुई दिन भयो अलि सन्चो नभएको जस्तो भएको छ, कतै निस्किनै मन छैन।
10: मुख्य कुरो के भयो?
9: खै त्यत्तिकै टाउको मात्र दुखिरहन्छ।
10: जचाउन जानु भएको छैन?
9: छैन।
8: जचाउन जानु त भने हो नि, माने पो।
9: दुई चार दिन हेरौँ, ठिक भएन भने जानु पर्ला। किन र सर, केही काम थियो कि?
10: तपाईँहरूलाई एउटा कुरो भनौँ कि भनेर आएको।
8: के कुरा होला सर?
10: कुसुमको बारेमा कुरा गरौँ भनेर हो।
9: ए,
10: कुसुम त्यस्तो राम्रो पढ्ने भइसकेका थिए, तर आजभोलि पढाइमा पहिला जस्तो ध्यान दिन नसके झैँ मानिरहेको छु है मैले।
9: हो र सर, घरमा त त्यसले पढेकै जस्तो लाग्छ।
8: अब पढ्छु भनेर कोठा थुनेर बस्छे सर, पढ्या हो कि होइन के जान्नु?
10: मैले पनि अस्ति उसँग कुरा गरेका थिएँ, केही पनि भनिन। न उसलाई केही समस्या पो परेको छ कि? एकपटक कुरा गर्नुहोस् है भाउजू।
8: होइन, त्यसलाई के अप्ठ्यारो पर्यो होला र?
10: त्यही पनि एकपटक के भयो बुझ्नुहोस् न।
8: हुन्छ, बुझौँला।
10: अनि अर्को कुरा चाहिँ, यो हरिश कुसुमलाई भेट्न स्कुल आइरहँदो रहेछ, अस्ति पनि स्कुलमा छुट्टी भएपछि दुईजना स्कुल पछाडिको चौरमा गफ गरेर बसिया देखाएको थिएँ।
7: होइन होला सर।
10: हो अब मैले धेरै छोडी देखाएको छु, त्यही कारणले पो हो कि कुसुमको पढाइमा ध्यान कम जान थालेको।
9: सबै कुरा बिग्रेकै त्यसैले गर्दा त होला नि सर।
7: जति सम्झाए पनि लागेन यो केटीलाई।
10: हेर्नुहोस् भाउजू, कुसुमको उमेरै यस्तो, अब उनीहरूलाई के कुरा सही के कुरा गलत भन्ने कुरा नै छुट्याउन गाह्रो हुन्छ, र हामीले कतिपय कुरा सही कुरा भन्दा भन्दै पनि उनीहरूलाई गलत लाग्न सक्छ। त्यसैले भाउजू, कुसुमलाई सम्झाउनु गाली गर्नु भन्दा पनि उसको मनमा के रहेछ बुझ्न पाए सजिलो हुन्छ।
7: खै के हो के हो।
10: हेर्नुहोस्, कुसुम चाहिँ स्कुलले धेरै आशा राखेको छात्रा हुन्, मैले पनि उसमा धेरै सम्भावना देखेको छु, त्यही भएर पनि तपाईँहरूसँग कुरा गर्न आएको। अहिले चाहिँ मलाई अलिक हतार छ, म चाहिँ अहिले लाग्छु।
9: चिया पिएर जान पाइने हुन्थ्यो सर।
10: होइन होइन नखाऊ, अब मुख्य कुरो मेरो 5 बजेदेखि ट्युसन छ, अहिले चाहिँ म लागे है।
7: अरे यो केटीलाई जति भने पनि लागेन, यो गाउँबाट पठाइदिइहालौँ भने है। दाइले पनि केटो खोज्नै सक्या होइन।
9: तेरो दाइले काम अनुसारको कुरा गर्ने भए त भइहाल्थ्यो नि।
7: जति खोजे पनि भने जस्तो केटा पाउनै गाह्रो भयो भन्नुहुन्छ। काम नै त्यस्तै गरेकी छ त त्यसले, के राम्रो केटा पाउनु।
9: हेर प्रेम कुमारी, अब गतिलो केटा खोज्नपट्टि लाग्यो भने कुसुमले पनि मिराको ताल नगर्ली भन्न सकिन्न। बरु जस्तो पाइन्छ त्यस्तैसँग कुसुमको बिहा गरेर पठाइदिइहालौँ।
11: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट 4 जना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा 1 जना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
12: गत हप्ता सोधेको प्रश्न थियो, तपाईँले नाटकमा सुन्नु भएको कुनै पात्र तपाईँको परिवार साथीभाइ वा छिमेकीसँग मिल्दोजुल्दो छ भने को जस्तो छ। यसमा तपाईँहरूले सौगात, निमकली, कुसुम, जगत, हरीश, विवेक, आयुष, खुशबू आदि नाम भनेर पठाउनु भएको छ। उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत हुम्लाबाट सौगात जैसी, कैलालीबाट पार्वती चौधरी, तेह्रथुमबाट अस्मिता दाहाल र ललितपुरबाट प्रसुन बन्जारा विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने 4 जनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, तपाईँ नाटकमा कुन पात्रको व्यवहार परिवर्तन होस् भन्ने चाहनुहुन्छ। प्रश्न फेरि एकपटक, तपाईँ नाटकमा कुन पात्रको व्यवहार परिवर्तन होस् भन्ने चाहनुहुन्छ।
13: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी 1 स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार सुरुमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 85
2: होइन के भो
3: कस्तो रमाइलो भो देखेन यहाँ पोलेको
2: ल बेसरी नै पोल्यो
3: अब भक भक उमालेको पानीले बेसरी नपोलेर के बिस्तारै पोल्छ त होइन
2: अब त्यस्तो बेसरी तातो भयो त आँखा सफा गर्दा छोरीलाई पनि पोल्ला नि एकछिन चलाउन दिने कि उत्सव अस्ति डाक्टरले तिमीलाई छुट्टै बोलाएर के भनेको थिए
3: ए आमाको कुरा गरेको
2: आमाको के कुरा रहेछ र डाक्टरले सुटुक्कै बोलाएर भन्नुपर्ने
3: सुटुक्कै होइन भेटेको बेला भनिहाले होला नि अघिल्लो पटक छोरीको आँखा अपरेसन गर्दा आमाले झडै गर्नु भएको छ नि त त्यही कुरा गरेको
2: ए म त छोरीको आँखाकै कुरा हो कि भनेर नि मसँग चाहिँ नानीको आँखा बिस्तारै ठिक हुन्छ अनि पहिला जस्तो हेर्न नसके पनि जति जोगियो उति नै राम्रो हुन्छ भनेको थिए अलि विचार पुर्याउनु पनि भनेको थिएँ है उत्सव
3: ए अब त पानी पनि सेलायो होला सफा गरिदिउँ है खै रमा त्यो कपास देऊ त
2: नानीको आँखा अब राम्रो बनाउने है त
3: सन्देश बाबु
4: हजुर
3: त्यो बहिनीले छाइ छाइ बजाउने खेलाउन ल्याउ त कान्छ
2: अनि उत्सव डाक्टरले बेला बेलामा हेर्ने हेराउने अभ्यास पनि गराउनु भन्दै थियो त
3: थाहा छ हो मलाई पनि त्यही भएर त त्यो छ्याइ छ्याइ बजाउने खेलाउन मगाएको सन्देशसँग
4: बाबा यी बहिनीको बाजा
3: खैले रामा अब सुक्खा हुने गरी पुस्तु त नानुको आँखा
2: ल
3: छोरी यता हेर छोरी यता हेर आँखा कल कल
4: बाबा यो के गरेको
3: बहिनीलाई हेर्ने प्र्याक्टिस गराएको के
4: म पनि गर्ने नि
2: तिमीले के गर्नु पर्दैन बाबु तिम्रो आँखामा केही भएको छैन नि यी हेर त बहिनीको आँखामा पो समस्या छ त
4: यस्तो गरेर बहिनीले आँखा देखिन अब
3: त्यही भएर त यस्तो गरेको नि टक्क लगाएर बहिनीको आँखा निको भएपछि दाइर बहिनीसँगै खेल्नु परेन त
4: म त कथा सुन्ने हो
3: कथा पनि सुन्ने अनि खेल्ने पनि बुझिस
4: नाइ कथा त अहिले सुन्ने हो
3: अरे मेरो छोरा झन् कति ज्ञानी छ भनेको कुरा एकदमै मान्छ टक्क लगाएर म तला भएर सुत्ने बेलामा चार चारवटा कथा सुनाउँछु हस्
4: उसो भए पाँचवटा कथा सुन्ने
3: ल ल ल पाँचवटै कथा सुन्ने है त रमा यति मजाले मसँग बोल्ने खेल्ने झ्यामिने यस्तो छोरालाई मैले नै पो चिन्न नसकेको रहेछु त है
2: खै उच्च छोराको अनुहार हेर्छु पूर्णिमाको जुन जस्तै उज्यालो हुँदै आएको जस्तै लाग्छ छोरीको आँखा हेर्छु जताततै अन्धकार देख्छु अब हामी छोरी सधैँ यस्तै त होला नि है उच्च
5: कञ्चन यस्तो गीतमा नाच्ने हुन्न र यो गीत राम्रै त छ नि राम्रो त छ तर गुरु पूर्णिमामा यस्तो गीतमा के नाच्नु यार अलि सफ्ट सफ्ट खाली नेपाली गीतहरू हुन्छन् नि त्यसैमा नाचाउन हुन्न खै मोबाइल दिए त म खोज्छु ल
6: यहाँ यस्तो त हुन्न हो यो गीत ठिक छ बरु
5: यसमा
6: अब फेरि यो गीत पनि हुँदैन नभन है तन्नु यस्तै तालो हो भने चाहिँ गीत छान्दैमा समय जान्छ हाम्रो
5: ल ल यसैमै गरौँ
6: तन्नु गौरीलाई डान्स सिकाइदियो भन्ने त त्यसलाई त डान्स पनि मजाले आउँछ नि
5: अँ है गौरी ए गौरी यहाँ आइज न
6: हेर त अहिलेसम्म गीत बजाएको बजै थिए गीत नबजान अहिले मोबाइलको चार्ज सकिन्छ के मैले फेरि मोबाइलको चार्जर पनि लिएर आएको छैन
5: बुद्धि हेर न यसको चाहिने कुरा त के बोकेर ल्याउँथे ल
6: बिर्सेछु के गर्नु त ओइ तन्नु हामीले त्यो गौरीलाई बोलाएको त्यो कुसुम चाहिँ किन आँखि कति नै उसैलाई बोलाएको जस्तो
7: ओइ किन बोलाए कि तैँले
5: गौरी हामीलाई डान्स सिकाइदिएन
7: गुरु पूर्णिमाको प्रोग्रामको लागि
6: अँ म र तन्नुलाई त्यो कुरा बुझ्नुपर्छ भन्ने गीतमा कि
7: अँ सिकाउने म नाचे चाहिँ तिमीहरू
5: किन तपाईँ पनि नाच्ने हो
7: नाच्ने नि
6: तिनजना नाच्ने कस्तो अड देखिन्छ त चारजना भए चाहिँ हुन्थ्यो
5: ओइ कञ्चन क्लासमा गएर सोध त कसरी गर्छ कि
7: क्लासमा किन जानु पर्यो कुसुमले गरिहाल्छ नि होइन कुसुम
8: भयो होस्, अरूलाई नै भन्ने। जान गौरी, अक्षताले नाच्छ कि गएर सोध।
7: हे, आफूभन्दा जुनियरलाई किन सोध्नु पर्यो? कुसुमले गरिहाल्छ नि।
2: हुन्छ, म गर्छु।
6: होस्, त्यसो भए त म नाच्दिनँ।
7: किन? त कुसुमसँग नाच्नु हुँदैन र?
8: म पनि नाच्दिनँ। कञ्चन, बरु तरमा मात्र नाचौँ।
2: तिमीहरू किन यस्तो भएको? म तिमीहरूको साथी होइन।
6: अँ, तँलाई साथी भनेर, तेरो नजिक परेर हामीलाई अरू साथीहरूबाट टाढा हुनु छ र?
8: अँ भने फेरि तेरो के विश्वास? डान्स सिकेर प्रोग्रामको बेला गर्दिन भनिस् भने?
2: ओइ तनु, तैँले के कुरा गरे? म लास्ट आवरमा आएर डान्स गरिदिन भन्छु होला त।
8: के भेर, हरिशलाई पनि लास्टमा आएर धोका देखि होइनस्? बिचरा हरिशको हालत कस्तो छ देखाछेस्?
7: अब फेरि नचाहिने कुरा नगर त तनु।
6: बाँकी कुरा गरे त हो नि।
9: के हुँदैछ यहाँ? मुख्य कुरो कुसुम, के भयो? किन अँध्यारो नलगाएँ कि?
2: केही पनि होइन सर।
9: तिमीहरूलाई हेर्दा त केही नभएको जस्तो त छैन। गौरी, यहाँ के कुरा हुँदै थियो बताऊ। कुसुम, कता गएको? बस न बस।
2: होइन सर।
9: अब यहाँ के कुरा हुँदै थियो रे? कुसुम पनि उठेर हिँडी।
7: खासमा गुरु पूर्णिमाको प्रोग्रामको लागि डान्स सिक्न लाग्या सर। ऊ कञ्चन र तनु चाहिँ कुसुमलाई नराख्ने भन्दैछन्। अनि
9: किन किन नराख्ने कुसुमलाई?
6: खासमा नि सर, मेरो आमा बुवाले कुसुमसँग सङ्गत नगर भन्नुभएको छ के, त्यही भएर।
9: मुख्य कुरो किन?
8: कारण त सबैलाई थाहा छँदै छ नि सर।
9: मैले धेरै दिनदेखि याद गरिरहेको छु तिमीहरूले कुसुमलाई कस्तो व्यवहार गर्दैछौ भनेर। तिमीहरू एउटा कुरा के बुझ भने, कुसुमले केही गलत गरेकी छैन।
6: तर नि सर, उसले नराम्रो नगरेकी भए सबैले उसलाई किन नराम्रो भन्थे त?
9: ल मानौ, कुसुमले नराम्रै काम गरेकी हो रे। मुख्य कुरो उसले आफ्नो गल्ती सुधारेर अगाडि बढ्छु भन्दा हामीले उसलाई सेकेन्ड चान्स दिनुपर्छ कि पर्दैन भन त?
7: त्यही त।
9: तिमीहरू कुसुमसँग राम्ररी बोल्दैनौ, उसलाई एक्लो बनाउँछौ, त्यस्तो गरेर हुन्छ?
8: सबैले त्यही त गर्छन् नि, हामीलाई मात्रै भन्नुहुन्छ।
9: अरूले जे गरे तिमीहरूले पनि त्यही गर्नुपर्छ भन्ने छ? तिमीहरू त कुसुमको साथी होइनौ, तिमीहरूले त कुसुमलाई सपोर्ट गर्नुपर्छ।
8: खै होला सर।
9: कञ्चन, तनु, मलाई अरू कुरा थाहा छैन। अबदेखि कुसुमा नराम्रो गरेको देखे या सुने मात्रै भने पनि राम्रो हुने छैन।
10: यो बिसौना होटलको सर्भिस मात्रै स्लो भन्या त, नेट पनि लास्टै स्लो रहेछ यार।
11: नेट स्लो भन्छ, चलिरहेछ त
10: यहाँ पनि चल्यो।
11: के हो किसन, म्यासेज त गुटुङ टुङ लाइन लगाएर आयो त, त्यही वेटर वालीको हो क्या हो?
10: तपाईँ जस्तो चाहिँ होइन है म, जे पाए त्यही नभन्नु न फेरि।
11: किन हो किसन, त अझै रिसाइरहेछस् क्या मसँग?
10: रिसाएको छैन, तपाईँसँग रिसाएर के नै पाउनु छ र मैले?
11: किन झोक्किन्छस् त, राम्रोसँग कुरा गर्दा हामी झोक्के जसरी एन्सर दिन्छस् त।
10: आफै त्यस्तो गर्नुहुन्छ अनि?
11: मैले के भनेको छु र तँलाई, त्यही वेटर वालीको म्यासेज भन्न नहुने?
10: त्योसँग त उहिले लफडा परिसक्यो नि मेरो, अनि उसको म्यासेज आइरहन्छ त अझै।
11: अनि त्यही कुरा राम्रोसँग भन्दा नि त हुन्थ्यो नि, खै त्यो पानी पुरा त।
10: ए लिनु।
11: अनि तेरो घरमा अचेल केही कार्यक्रम भइरह र
10: भन्नाले?
11: त्यस्तै पूजाआजा केही
10: छैन त। किन नि?
11: फेसबुकमा त्यस्तै स्ट्याटस देखाएको थिएँ।
10: के देख्नु भयो र फेरि?
11: घर छोड्नु परे पनि हाम्रो माया चाहिँ नछोड्नु है भनेर लेखा थिस् त।
10: ए त्यो दिदीको बिहे गर्ने कुरा चलाएको थियो त्यही हो।
11: ए मलाई पनि त्यस्तै शङ्का लागेको थियो। अनि कुरा फाइनलै हो?
10: भएको छैन, फाइनल भए भए त तपाईँलाई कार्ड आइहाल्थ्यो नि।
11: ए कार्ड नै पो आउने हो? त्यस बेला त लास्टै रिसाएको थियो त, अनि के सम्झेर कार्ड पठाउँछौ फेरि?
10: अब त्यति बेलाको अवस्थै त्यस्तै थियो त।
11: ल भइहाल्यो, अब यस्तो बितेका कुराहरू धेरै नखोतलेकै राम्रो।
10: अँ त्यो त हो विवेक दाई, तर तपाईँले आफ्नो बानी चाहिँ सुधार्नुपर्छ है, नत्र जतिखेर जहिले नि कुटाइ खानु पर्ला फेरि।
11: अब छोड्दिउँ यो कुरा।
12: होइन के छोड्ने कुरा भइरहेछ हौ, हुन नसके साला भेनाको, कुनै बेला त देख्यो कि काटो लाँदै गर्थ्यो त।
10: हे आयुष, तँ पनि यार,
11: यसको दिदीको खुट्टै ढोगेर माफी मागिसकेको छु त, सकेन कुरो त आफै भन्दा आयुष।
12: ल ल, तिमीहरूको कुरो मिलिसक्यो होइन, म के भन्नु। खै किसन, अलि पर्छ त,
10: आज त टाइममै आइसस् त आयुष।
11: त्यही त फुर्सद पाएछस् त आज तेरो त्यो रोहन दाइले अझै प्र्याक्टिस गरौँ भनेन
12: ए त्यसका कुरै नगर्नु यार म त हुक्क हैरान भइसक्यो भने
11: धेरै चिप्लो लगाएपछि यस्तै हुन्छ पहिला त खुब जति बेले रोहन दाई गर्थिस् त हाम्रो त बालै दिन्न थिइस् अचेल फेरि के भयो
12: पहिला यस्तो हुन्छ भन्ने के थाहा त आफूभन्दा सिनियरलाई यसो मान गरौ भनेको त अचेल त लास्टै पुगाउन थाल्यो त यो रोहन दाईले
11: प्र्याक्टिस गराएको त राम्रै हो नि प्र्याक्टिस गर्दा पनि किन गाह्रो मानेछस् त फेरि
12: प्र्याक्टिस गर्न गाह्रो भएको भन्दा पनि प्र्याक्टिस सकेर फेरि कता जानुपर्ने गफ गर्नुपर्ने के हो के भन्ने कुराले पो हैरान पार्न थाल्यो त
11: मैले पनि बुझ्न नसकेको त्यही हो भने प्र्याक्टिस गरिसकेपछि पनि फेरि सँगसँगै घुम्नुपर्ने कारण चाहिँ के हो
12: के हो मलाई पनि के थाहा त केही भन्यो भने गेमबाटै निकालिदिन्छु भन्छ
11: अब रोहनले यसलाई कहिले राति पनि प्र्याक्टिस गर्न आएछ भनेर बोलाउँछ नि थाहा पाउँछस्
12: के भन्नुहुन्छ यार विवेक भाइ पनि
10: मलाई त अहिले मेरो प्रहरी अङ्कलको याद आयो यार
11: के याद आयो तँलाई फेरि अङ्कलको
10: हाम्रो अङ्कल प्रहरीमा भर्ती भएको समयमा पनि यस्तै केटा थियो अरे है अनि जति बेला पनि अङ्कलको पछि लागेको लागे भने छुट्टी नै नमान्ने यही रोहन जस्तै
11: त्यसैको छोरा हो क्या यो रोहन पनि एकपटक तिर अङ्कललाई सोधेर यसको सात पुस्ता निकाल त
10: त्यसले अहिलेसम्म बिहे नै गरेको छैन रे तपाईँ सात पुस्ताको कुरा गर्नुहुन्छ
11: जहिले केटाहरूको पछि लाएर हिँड्नु हो अनि केटीहरूसँग के बिहे गरोस् त
10: त्यही त भन्या यो रोहनले पनि जहिले आयुषलाई छाड्दै नछाड्नुको कारण चाहिँ कतै यो आयुष पनि त्यस्तै खालको केटा त होइन
11: के भन्छ यो
10: खासमा त सँगसँगै हुँदा चाहिँ रोहनले कस्तो व्यवहार गर्छ हौ आयुष न डाँटी भन्दा हामीलाई
13: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ
14: गत हप्ता सोधेको प्रश्न थियो उत्सव र रमाकी छोरी पूर्णिकालाई केमा समस्या देखिएको छ आँखामा कि कानमा यसको सही उत्तर हो आँखामा सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत गोर्खाबाट विनोद बराम सुर्खेतबाट भगवती रोकाए ओखलडुङ्गाबाट सानिया धमला र बैतडीबाट दीपक महर विजेता बन्नुभएको छ प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र चारैजनालाई बधाई हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ अब यो हप्ताको प्रश्न रहेको छ कुसुमको पुनः विद्यालय जाने निर्णय सही हो कि गलत प्रश्न फेरि एकपटक कुसुमको पुनः विद्यालय जाने निर्णय सही हो कि गलत
15: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ हवस् त रोपेगुना फलको अर्को अङ्कमा भेटौँला नमस्कार हजुर।

0: एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तुता अनन्त कश्यप घिमिरे।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार विभिन्न समसामयिक विषय, खास गरी निर्वाचनसँग सम्बन्धित विविध विषयमा छलफल गर्दै आइरहेका छौं। नेपाल चौतारीमा आज हामी मंगसिर चारमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य चुनावका सन्दर्भमा रहेर बाल बालिकाका मुद्दाका बारेमा छलफल गर्दैछौं।

0: आजको विषयमा छलफल गर्न मसँग बाल अधिकार कर्मी तथा राष्ट्रिय बाल अधिकार परिषदका पूर्व कार्यकारी निर्देशक मिलन धरेल हुनुहुन्छ। मिलनजी, कार्यक्रम नेपाल चौधरीमा यहाँलाई स्वागत छ।
1: धन्यवाद।
0: आराम हुनुहुन्छ?
1: एकदम ठिकठाक।
0: हजुर, अब हामी दसैँको माहौलमा पनि छौँ र निर्वाचनको सङ्घारमा पनि छौँ मङ्सिर 4 गतिको। आज हामी चाहिँ बालबालिकाकै मुद्दाका बारेमा छलफल गरौँ भनेर आज कार्यक्रम तय भएको छ। जस्तो अब अहिले हामी अब करिब 47 दिन जति बाँकी छ आज नवमी भएपछि, होइन, विभिन्न दलको चुनावी तयारी हेरिरहँदाखेरि चाहिँ बालबालिकासँग सम्बन्धित विषयले कति प्राथमिकता पाएको बुझ्नुभएको छ? आजको कार्यक्रम चाहिँ यही प्रश्नबाट सुरु गरौँ।
1: विगतका निर्वाचनहरूलाई हामीले हेर्ने हो भनेदेखि बालबालिकालाई राजनीतिक दलहरूले सम्झिएका चाहिँ देखिन्छ। हरेक राजनीतिक दलको घोषणा पत्रमा बालबालिकाका कुनै न कुनै विषयहरू समावेश गरेको हामी पाउन सक्छौँ, तर त्यो चाहिँ सम्झिनेमै सीमित भएको पनि हामी देख्न सक्छौँ। किनभने परम्परागत रूपमै बालबालिकाका निम्ति विशेष व्यवस्था गरिनेछ, शिक्षाको व्यवस्था गरिनेछ, स्वास्थ्यको व्यवस्था गरिनेछ भन्ने अलि भेग कुराहरू, होइन, अलि ठुल्ठुलो कुराहरू मात्र उल्लेख हुने र कङ्क्रिट रूपमा बालबालिकाले के पाउनुपर्छ भन्ने कुरामा चाहिँ दलीय प्रतिबद्धता चाहिँ ठ्याक्कै देखेको हामी पाउँदैनौँ। इभन नजिकैको हामीले स्थानीय तहको निर्वाचनका प्रतिबद्धता पत्रहरूलाई पनि हेर्ने हो भने पनि राजनीतिक दलहरूले चाहिँ आफ्नो घोषणा पत्रमा बालबालिकालाई सम्झनु भएको छ र पछिल्लो समय अलिक कङ्क्रिट हिसाबले आएको कुरो भनेको चाहिँ बालमैत्री स्थानीय शासनलाई हामी जोड्छौँ भन्ने कुरा चाहिँ अधिकांश घोषणा पत्रहरूमा हामीले देखेका छौँ।
0: अब जस्तो यो बालबालिकासँग सम्बन्धित अब ठुल्ठुला विषयहरू, ठुल्ठुला मुद्दाहरू चाहिँ समावेश भएको छ भन्ने कुरा यहाँले नि गर्नुभयो, केही त्यस्ता उदाहरण छन् जुन चाहिँ एकदमै सानो मुद्दा, सानो विषय जसलाई चाहिँ राजनीतिक दलहरूले आफ्नो प्रतिबद्धता पत्रमा अथवा घोषणा पत्रमा समावेश गरेको यहाँले पाउनु भएको छ?
1: स्पेसिफिक रूपमा चाहिँ आउने गरेको भनेको पछिल्लो समय चाहिँ बालबालिका विरुद्धको हिंसाको अन्त्य गर्ने, बाल श्रमको अन्त्य गर्ने र अनि बालमैत्री शासनलाई प्रवर्धन गर्ने भन्ने चाहिँ अलिक कङ्क्रिट कुराहरू देख्न सकिन्छ। तर अरू चाहिँ जनरल कुराहरू नै आउने, सामान्य कुराहरू नै आउने गरेको हामी पाउँछौँ। त्यसो हुनुको पछाडि चाहिँ केही कारणहरू छन् जस्तो पनि लाग्छ। एउटा त हाम्रो राजनीतिक नेतृत्वहरू परम्परागत दृष्टिकोणभन्दा अधिकारमुखी दृष्टिकोणमा अझै आइपुगिसक्नु भएको छैन। राजनीतिक अधिकारका दृष्टिकोणले उहाँहरू अधिकारमुखी दृष्टिकोणको रूपान्तरणको नेतृत्व गर्नुभयो र सामाजिक आर्थिक विकासका रूपान्तरणका कुराहरू चाहिँ अधिकारमुखी दृष्टिकोणले अझै पनि स्वीकार्य भइसकेको अवस्था छैन। त्यसैले कल्याणकारी विषयहरू नै अनाथ आश्रमका व्यवस्था गर्ने कुराहरू, होइन, त्यसपछि गएर शिक्षा दिने कुराहरू, भोकमरीको अन्त्य गर्ने कुराहरू, यस्ता खालका कल्याणकारी विषयले चाहिँ प्राथमिकता पाउने गरेका छन्। एउटा त्यो कारण हो। अर्को चाहिँ अब विशेष गरी मङ्सिर 4 निर्वाचनको सन्दर्भमा अथवा प्रदेश र सङ्घीय तहको निर्वाचनको सन्दर्भलाई हेर्ने हो भने चाहिँ अब हाम्रो संविधानले सङ्घीय तहलाई मापदण्ड निर्धारक राज्यको रूपमा, प्रणालीको रूपमा स्वीकार गरेको छ र प्रदेशको भूमिका चाहिँ अझै पनि अनिल नै रहिरहेको होइन, उसले कति काम गर्ने कति काम नगर्ने बिचमा रहने भन्ने भाव भएर पनि अब यस्तो अस्पष्टतामा ठ्याक्कै के बोल्ने भन्ने पनि अनिलता होला उहाँहरूलाई। त्यसले गर्दाखेरि पनि कतिपय अलिक जनरल कुराहरू, सामान्य टिप्पणीहरू गर्ने गरेको छन्। तर मेरो सुझाव चाहिँ के रहन्छ भने राजनीतिक दलहरूलाई यस्तो अवस्थामा पनि हामीसँग स्पेसिफिक कुरा गर्ने विषयवस्तुहरू छन्। उहाँहरूले एकपटक हाम्रो विद्यमान ऐन कानुन, हाम्रो प्रतिबद्धताहरू, अन्तर्राष्ट्रिय हाम्रो सम्झौताहरूलाई ध्यान दिइदिनु भयो भने र हाम्रो देशकै पनि समग्र अवस्थालाई ध्यान दिनुभयो भने स्पेसिफिक रूपमा कुरा गर्न सकिन्छ। जस्तो उदाहरणको लागि हाम्रो अनिवार्य तथा निशुल्क शिक्षाको हक सम्बन्धी जुन ऐन छ 2075 आएको, त्यो ऐनको दफा 19 के भन्छ भनेदेखि 2085 वैशाख 1 लागू हुने गरी आधारभूत तह शिक्षा पार नगरेका कुनै पनि व्यक्ति नेपालमा कुनै पनि नियुक्ति, निर्वाचित अथवा व्यवसाय गर्नका निम्ति अयोग्य हुने कुरा त्यसले गर्दछ। अब यति कुरालाई नै आधार मान्ने हो भने त कमसेकम प्रत्येक अब अहिलेको प्रदेश सांसदले वा सङ्घीय सांसदहरूले आफ्नो घोषणा पत्रमा, राजनीतिक दलहरूले आफ्नो घोषणा पत्रहरूमा चाहिँ हामी हाम्रो चाहिँ निर्वाचन क्षेत्रभित्र आधारभूत शिक्षा नपढ्ने व्यक्तिको सङ्ख्या चाहिँ शून्यमा ल्याउँछौँ, आधारभूत शिक्षा पुरा गर्नेको सङ्ख्या 100% पुर्याउँछौँ भन्ने स्टेटमेन्ट लेख्न सकिन्छ नि त। त्यसपछि भोलि मूल्याङ्कन गर्न पनि सजिलो हुन्छ क्या जनतालाई। मैले एउटा उदाहरण मात्र यो दिन खोजेको। यस्ता थुप्रै केसहरू छन् जहाँ राजनीतिक दललाई धेरै स्पेसिफिक कुराहरूमा बोल्न सक्नुहुन्छ र अब स्पेसिफिक कुरा बोलिएन भने चाहिँ ठुल्ठुला सामान्य टिप्पणी गरेको भरमा जनताले स्वीकार्दैन रहेछन्, जनताले चुनौती थप्दो रहेछन् भन्ने त हामीले अघिल्लो स्थानीय तहको निर्वाचनको अनुभवबाट पनि देखिसकेका छौँ।
0: सानो सानो मुद्दाहरूमा चाहिँ विशेष ध्यान दिनुपर्छ भन्ने कुरा चाहिँ अहिले अब त्यो खालको जग जाहेर भएको छ। यो बालबालिकासँग सम्बन्धित मुद्दाहरू चाहिँ त्यति प्राथमिकतामा नपार्ने गरिएको अब पटक पटक हामी त्यही भन्दै आएका छौँ। जस्तो चाहिँ अब मतदाताको रूपमा पनि बालबालिका त नहुने भए, त्यही भएको भएर भनिदिनको लागि भनिदिने भन्ने खालको कुराहरू पनि बालबालिकासँग सम्बन्धित मुद्दाहरूमा चाहिँ त्यति धेरै प्राथमिकता नदिएको, खोज अनुसन्धान पनि नभएको, सरसल्लाह पनि नभएको, समन्वय पनि नभएको भन्ने खालका कुराहरू छ। अब यी कुराहरू हुँदै गर्दाखेरि चाहिँ अब जस्तो अब अहिले अब निर्वाचन आयोगले आधार संहिता पनि जारी गरिसकेको छ, उहाँहरू कति जानकार हुनुहुन्छ कि बालबालिकासँग सम्बन्धित कस्ता कस्ता मुद्दाहरू अथवा यो आचार संहिताको पालना गर्नुपर्ने कुरादेखि लिएर निर्वाचनको अवधिमा गर्नुपर्ने गर्न नहुनेको कुराहरूमा चाहिँ राजनीतिक दलको जुन चेतनाको स्तर छ नि, जुन बालबालिकाको विषयलाई लिएर कस्तो पाउनु भएको छ, कस्तो छ?
1: अब यो हामीले हेर्दाखेरि उहाँहरूको एउटा तह चाहिँ जसले निर्वाचन परिचालनको संयोजन गर्छ त्यो तहको पदाधिकारी नेतृत्वका नेताहरू चाहिँ यसमा सचेत र संवेदनशील नै हामीले पायौँ। जति पनि अन्तर्क्रिया गर्छौँ उहाँहरूसँग भेटघाट गर्दा उहाँहरूको स्पष्टता नै छ। यो जस्तो भनौँ न अहिलेको हाम्रो आचार संहिताले मुख्य रूपमा दुई चारवटा कुरा बालबालिकाको विषयलाई एकदमै संवेदनशीलताका साथ हेरेको छ। विद्यालय र बालबालिकाहरूको प्रयोगलाई वञ्चित गरेको छ निर्वाचन अभियानमा, त्यसै गरी बालबालिकालाई यो के भन्छ मतदाताको रूपमा प्रयोग गर्ने कुराहरूलाई पनि वञ्चित गरेको छ। यस्ता खालका विषयहरू चाहिँ उहाँहरू संवेदनशील नै हुनुहुन्छ। तर कहिलेकाहीँ चाहिँ कस्तो देखिन्छ भने माथिल्लो नेतृत्वले त्यो कुरा जान्दा जान्दै पनि व्यवस्था गरेको जस्तो देखिन्छ,
0: बुझेर पनि बुझ्नजाको भन्छौँ नि हामी त्यस्तो
1: हजुर, अथवा त्यो सचेतनाको एलर्टनेस भन्छ नि सट्ट भन्दा हामी बाटो यसो अहिले भिर पगाराको बाटो हिँड्दाखेरि जोगिएर हिँड्छौँ नि, किनभने हाम्रो दिमागले अटोमेटिकल्ली यहाँ चाहिँ अप्ठ्यारो छ जोखिम छ भने त्यो अलर्टनेस चाहिँ कहिलेकाहीँ गुमेको हामी पाउँछौँ। म दुईटा मात्र उदाहरण दिन्छु। केही समय अगाडि वर्तमान प्रधानमन्त्रीज्यूले सार्वजनिक रूपमै आफ्ना विद्यार्थी सङ्गठनलाई स्कुल स्कुलमा गएर सङ्गठन बनाऊ भन्ने खालको अभिव्यक्ति दिनुभयो, त्यसले एउटा किसिमको गर्यो। अनि केही समय पछाडि प्रमुख प्रतिपक्षी दलको नेताले सिरामा गएर चाहिँ विद्यालयमै आफ्नो पार्टीको कार्यक्रम राख्नेमा उहाँ सहभागी हुनुभयो भन्नु पऱ्यो। यद्यपि उहाँले पछि हामीले कुरा बुझ्दाखेरि यो मैले बुझ्न लगाएको थिएँ गल्ती भयो भन्ने कुरा त स्वीकार्नु भएको छ, र त्यो चाहिँ एलर्टनेस चाहिँ नेतृत्वमा देखिँदैन आचार संहिताकामा बालबालिकाको संवेदनशीलताका विषयहरूलाई हेर्नु हुँदाखेरि। र यो चाहिँ सायद मलाई के लाग्छ भने उहाँहरूको विगतमा लामो समय त हामीले विद्यार्थी सङ्गठन होइन स्कुले किशोर किशोरीहरूबाटै राजनीतिक अभियानहरू पनि चलाएको कारणले गर्दाखेरि उहाँहरू त्यही प्रवृत्तिमै निरन्तर भइरहेको हो कि भन्न सकिन्छ। तर अब समय फेरिसक्यो, अवस्था फेरिसक्यो, त्यसो हुँदाखेरि राजनीतिक दलको नेतृत्वले यदि यो अलर्टनेसलाई स्वीकार्नु भएन, यो अलर्टनेसलाई लिन सक्नु भएन भने चाहिँ उहाँहरूको निर्वाचन प्रक्रिया हरेक समय जोखिममा चाहिँ रहन्छ।
0: यो मुद्दालाई प्राथमिकीकरणकै कुरा गर्नुपर्दाखेरि चाहिँ जस्तो चाहिँ एउटा कुनै गाउँमा एउटा चाहिँ समुदाय चाहिँ विद्यालय जानबाट त्यहाँका बालबालिकाहरू वञ्चित छन्, खोला छ अगाडि पारिपट्टि विद्यालय छ, त्यहाँ पुलको आवश्यकता छ, त्यो चाहिँ देखिन्छ, वारीको विद्यार्थीले वारीको बालबालिकाले पारि विद्यार्थीहरू पढिरहेको देखिन्छ। तर त्यो ठाउँमा चाहिँ अब पुल बनाउने त्यसरी त्यो वारीलाई पारि जोड्ने भन्दा पनि अलिकति यो भ्यू टावर बनाउने होइन स्वागतद्वार बनाउने जस्ता कुराहरू देख्दाखेरि चाहिँ यो प्राथमिकीकरण गर्न नजानेको हो अथवा चाहिँ त्यो बारेमा ज्ञानै नभएको हो अथवा त्यो कुरा चाहिँ प्राथमिकीकरणको जुन सिद्धान्त छ त्यसलाई चाहिँ उहाँहरूले बुझ्दै नबुझ्नु भएको हो कि भन्ने खालको प्रश्नहरू पनि आउँछ कि बेला बेलामा। मैले एउटा उदाहरण जोडेर यहाँलाई भन्छु।
1: हो एकदमै यहाँले भन्नुभएको छ। यसमा मलाई चाहिँ के लाग्छ भने अझ त्यसमा मैले थप्नु पर्दाखेरि प्राथमिकता निर्धारणको क्रममा हाम्रो नेतृत्व चाहिँ परम्परागत क्यालकुलेटिभ मेथडमा छ, भनेको परम्परागत हिसाबले गणनामुखी शैलीमा यति पुरा गर्न सकिन्छ कि सकिँदैन भन्ने सोचमा छ। राजनीतिक दलको नेतृत्वले के ठान्दो रहेछ भने अधिकांश समय यो एउटा एजेन्डा थपिनु भनेको थप बजेट माग गर्नु हो भन्ने थप त्यो खालको बुझाइरहेछ। हामी उहाँहरूलाई के निवेदन गर्छौँ भनेदेखि तपाईँको यो नेपाल चौतारी मार्फत कि तपाईँले बालबालिकाको विषयमा एजेन्डालाई स्वीकार गर्नु प्राथमिकतामा राख्नु भनेको थप बजेटको माग गर्नु मात्र होइन, तपाईँको एक्जिस्टिङ प्रोग्रामभित्रै होइन एक्जिस्टिङ विकास निर्माणका कार्यक्रमभित्रै बाल संवेदनशीलतालाई जोड दिनुभयो भनेदेखि त्यो अटोमेटिकली बाल अधिकारको विषय प्राथमिकतामा पर्न पुग्छ क्या. त्यसैले तपाईँको निम्ति थप बजेट ल्याइराख्नु पर्दैन. उदाहरणको लागि यही पुलकै कुरा गरौँ न कि यो हरेक वर्ष हाम्रो देशमा सयौं पुलहरू निर्माणका चाहिँ योजनाहरू पर्छन्, सयौं बाटोहरू निर्माणका योजनाहरू पर्छन्, होइन सयौं चाहिँ पूर्वाधारहरू भवनहरू निर्माणको योजनाहरू पर्छन्, इभन भ्यू टावर नै पनि भन्छ, स्वागत द्वार नै पनि भन्छ. ल त्यो पनि एकदम स्वीकार्य भयो किनभने हामी त्यसका विरोधी होइनौँ, त्यो चाहिन्छ, हाम्रो सभ्यताको प्रतीक पनि हो, हामी त्यसलाई स्वीकार्छौँ. तर पुलहरू बनिरहँदाखेरि बजारतिर मात्र नहेरिदिनुहोस् न, स्कुलतिर पनि हेरिदिनुहोस् होइन. त्यो त्यो हुने बित्तिकै स्कुल र बजारलाई सँगै जोडिदिनु भयो भनेदेखि बालबालिका पनि भयो अनि बजार पनि विस्तार भयो, दुइटैलाई ब्यालेन्स गर्न सकिने ठाउँ हामीसँग छ नि त होइन. यो खालको अवस्था भ्यू टावर बनाऊ नबनाऊ भन्दै भन्दैन, एकदमै राम्रो कुरा हो, सभ्यतालाई जोडौँ, हाम्रो पर्यटन प्रबन्धनलाई जोडौँ. तर भ्यू टावर बनाइरहँदाखेरि स्कुले बालबालिकालाई त्यसले प्रभावित नपार्ने गरी होइन, त्यो पर्यटनको हिसाबले जाँदाखेरि त्यहाँका स्थानीय बासिन्दाहरूलाई प्रभावित नपार्ने गरी गरौँ. ठुल्ठुला मेगा प्रोजेक्ट्सहरू हाम्रो राजनीतिक नेतृत्वले प्रस्तावित गर्नुहुन्छ, त्यो असाध्यै राम्रो कुरा, हाम्रो देशको समृद्धिको निम्ति हामीलाई चाहिन्छ. ठुल्ठुला मेगा प्रोजेक्टहरू चलिरहँदाखेरि त्यहाँनिर चाहिँ बालबालिकामा परेको प्रभावको एकचोटि अध्ययन मूल्याङ्कन गरिदिनुहोस्, उनीहरू त्यहाँबाट विस्थापित हुँदा, त्यहाँको परिवारहरू विस्थापित हुँदाखेरि त्यो परिवारमा आश्रित बालबालिकाहरूलाई पर्ने प्रभावहरू हेरिदिनुहोस् होइन. त्यस कारण हामी चाहिँ के भनिराखेका छौँ भने हामी बाल अधिकार कर्मी नागरिक अभियन्ता साथीहरू चाहिँ राजनीतिक नेतृत्वसँग एकदम हामीले थप बजेट मात्र माग गरेका छैनौँ. थप बजेट चाहिन्छ विशिष्ट हिसाबले, त्यो छुट्टै कुरा हो. तर तपाईँहरूले गर्ने हरेक निर्माणमा, हरेक विकासका कुरामा, हरेक समृद्धिका योजनामा बाल संवेदनशीलतालाई हेरिदिनुहोस्, त्यो नै तपाईँको प्राथमिकताको विषयमा पर्न सक्छ. र त्यसो हुने बित्तिकै हामीले बालबालिकालाई धेरैभन्दा धेरै उपलब्धि दिन सक्छौँ.
0: अब निर्वाचन आउँदै गर्दाखेरि भोट माग्न जाने, घर दैलो कार्यक्रम गर्ने, सभा सम्मेलन गर्ने जस्ता कुराहरू हुन्छन्, त्यसमा चाहिँ अघि पनि हामीले भन्यौँ शिक्षा क्षेत्र भनेर ठूलो शब्द प्रयोग गर्ने, तर त्यसभित्र के गर्ने, घर दैलोमा पुगेपछि साना साना घरका समस्यालाई चाहिँ उठान गर्न सक्नु पर्यो, त्यो समस्या देखिरहेछ. अब जस्तो यो उहाँहरूले यस्ता कुराहरूलाई चाहिँ घोषणा पत्र भनौँ अथवा प्रतिबद्धता पत्र भनौँ यसमा समावेश गर्ने भनेर अब अहिले चाहिँ घोषणा पत्र तयारीमा हुनुहुन्छ. अहिले हामीले छलफल गरिरहेका विभिन्न कुराहरू नै पनि समावेश हुनुपर्ने धेरै कुराहरू पनि छन्, त्यो घोषणा पत्रमा समावेश हुनका लागि चाहिँ अथवा समावेश होस् भन्नका लागि कसरी समन्वय गर्न सकिन्छ, कसले कसले कसरी समन्वय गर्दाखेरि चाहिँ हामीले चाहे जस्ता मुद्दाहरू चाहिँ राजनीतिक दलको प्राथमिक मुद्दामा पर्छन्?
1: मलाई चाहिँ के लाग्छ भने यसमा तीनटा तरिकाबाट हामी जान सक्यौँ भनेदेखि राजनीतिक दलहरू सुन्दर छन्। एउटा चाहिँ उहाँहरूकै कार्यकर्ता पङ्क्ति, उहाँहरूकै राजनीतिक वृत्तले यो कुरालाई बुझ्नु पर्यो होइन. त्यो भनेको चाहिँ राजनीतिक दलका विद्यार्थी सङ्गठनहरू छन्, उहाँ आबद्ध भातृ सङ्गठन भन्नुहुन्छ उहाँहरू. त्यो भातृ सङ्गठनले चाहिँ कुनै नेतालाई नेता बनाउने मात्र नभएर आफ्नो एजेन्डालाई नेतृत्वमा पुर्याउने काम गरिदिए हुन्थ्यो. त्यसका निम्ति जस्तो विद्यार्थी सङ्गठनले विद्यालयमा देखिएका समस्याहरू, म एउटै मात्र उदाहरण भन्न चाहन्छु. अहिले हाम्रो देशले चाहिँ दिवा खाजा कार्यक्रम लागू गर्यो होइन, कक्षा छसम्मका विद्यार्थीहरूका निम्ति असाध्यै राम्रो कुरा हो. पैसा थोरै भए पनि त्यसमा एक कदम अगाडि बढेको छ, त्यसलाई हामीले स्वागत गर्छौँ. तर त्यो दिवा खाजा कार्यक्रमको पैसा चाहिँ कहाँ जान्छ भन्दा बजारी चिज किन्नमा जान्छ होइन. त्यसले बालबालिकाको पोषण पनि बिगारिराखेको छ, खाद्यान्नको अनुपात पनि घटाएको छ, त्यसमा भ्रष्टाचार पनि थपिएको छ. अनि सँगै हामी के गरिराखेका छौँ, हाम्रो सरकारले दुध चाहिँ पुरै किन्न सकेन भनेर किसानलाई मिल्क होलिडेमा फसाइराखेका छौँ एक हिसाबले होइन. त्यो गाउँको सरकारले त्यो मिल्क होलिडेमा दुध फ्याँक्नुको साटो त्यही गाउँको ग्रामीण उत्पादन, कृषि उत्पादनलाई त्यो नजिकको विद्यालयले खरिद गरिदिएर यदि त्यो दिवा खाजा कार्यक्रम चलाइदिने हो भने त ग्रामीण अर्थतन्त्र पनि चल्यो होइन. बाललालिकाले पोषणयुक्त खाने कुरा पनि भयो. यो कुरा कसले ल्याउने हो भन्दा पनि यो कुरा चाहिँ उहाँहरूको राजनीतिक वृत्तबाटै आउनु जरुरी छ. पहिलो चाहिँ त्यो च्यानलले यसलाई ल्याउन सक्छ, त्यसका निम्ति राजनीतिक वृत्तले यो कुरा बुझ्नु जरुरी छ. दोस्रो साध्यै शक्तिशाली चाहिँ हाम्रो सञ्चार माध्यमहरू, नेपाल चौतारी होइन, अब यस्ता खालका माध्यमहरू, पत्र पत्रिकाहरूमा बालबालिकाको यो संवेदनशीलता र राजनीतिक दलको भूमिकाको विषयमा लेखहरू नै कति आउँछन् भनेर हामीले यसो हेऱ्यौँ भने असाध्यै कम मात्रामा लेखिन्छन् होइन. यहाँ हामी ठुल्ठुला कुरा एमसिसीका कुरा के का कुरा गर्छौँ, सरकारका कुरा गर्छौँ, संविधानको कुरा गर्छौँ, तर मान्छेको जीवनसँग जोडिएका कुराहरू चाहिँ हाम्रो लेखहरूमा आउँदैन. विज्ञ त्यस्ता लेखकहरूले जो चिनिएका स्तम्भकारहरू हुनुहुन्छ, कार्यक्रम सञ्चालकहरू हुनुहुन्छ, उहाँहरूको चाहिँ लेखमा यस्ता विषयहरू पर्यो भने चाहिँ राजनीतिक दलले सुन्नु हुँदो रहेछ. यो मैले अनुभवले भनिरहेको छु होइन, धेरै पटक राजनीतिक दलसँग अन्तर्क्रिया गर्दा कसले बोल्यो त भन्ने कुरा महत्त्व राख्दो रहेछ. के बोल्यो भन्दा पनि कसले बोल्यो महत्त्व राख्दो होइन. दोस्रो चाहिँ त्यो, र तेस्रो चाहिँ नागरिक संघ संस्थाहरू जस्तो बालबालिकाको क्षेत्रमा काम गर्ने सञ्जालहरू हुनुहुन्छ, संघ संस्थाहरू हुन्छ, उहाँहरूको सामूहिक रूपमा चाहिँ डेलिगेसन जाने राजनीतिक दललाई अन्तर्क्रिया मार्फत आफ्नो कुराहरू राख्ने काम पनि गर्नुहुन्छ. अब यो पछिल्लो काम चाहिँ अलिअलि भइरहेको पाइन्छ. जस्तो भर्खरै पनि निर्वाचनकै दौरानमा हाम्रो यो कन्सोर्टियम भन्ने बालबालिकामा काम गर्ने संस्थाले देशभरिका बालबालिकाहरूलाई भेला पारेर राजनीतिक दलको नेतृत्वसँग अन्तर्क्रिया गराउने काम गर्यो. त्यहाँ पनि केही विषयहरू त उठान भए, तर त्यो चाहिँ अलिक कमजोर आवाज नै हुँदो रहेछ. अघिल्लो दुईटा आवाज चाहिँ असाध्यै बलियो हुँदो रहेछ भन्ने मेरो आफ्नो अनुभव चाहिँ त्यहाँनिर छ.
0: अब जस्तो यो हामीले मुद्दाको कुरा गरिरहँदाखेरि चाहिँ म यहाँलाई सोध्न मन लागेको कुरा चाहिँ, जस्तो आश्वासन लिएर जाने हुन्छ नि, जस्तो भोट माग्न जाने कुरामा आश्वासन लिएर जाने, म यो गर्छु, यो बनाइदिन्छु, यो बनाउँछु, यसो गर्छु भन्ने कुरा. प्रश्न चाहिँ के हो भन्दाखेरि त्यसरी जाने उम्मेद्वार अथवा सांसदको काम चाहिँ त्यो निर्माण गर्ने, संरचना बनाउने हो कि पोलिसी अथवा चाहिँ यो नीतिगत तहमा चाहिँ पैरवी गर्ने, त्यसका बारेमा चाहिँ वकालत गर्ने, काम गर्ने त्यो रोल हो उहाँहरूको.
1: हाम्रो डेमोक्रेटिक कल्चर चाहिँ अलि युनिक किसिमकै रहेछ हाम्रो लोकतान्त्रिक.

0: दरबारले गरेका भ्रष्टाचार, दरबारका मान्छेहरू संलग्न भएका हिंसाका घटनाहरूले जनतालाई जुन उद्वेलित गर्यो त्यसैलाई संगठित गरेर दलहरूले व्यवस्था विरुद्धको आन्दोलन चलाए र परिवर्तन ल्याए। 62-63 आन्दोलनको कुरा गर्नुहुन्छ भने राजा ज्ञानेन्द्रको कु त एउटा थियो, सँगै चाहिँ शान्तिको अपेक्षा र द्वन्द्वको रूपान्तरण, गाउँको विकास, आर्थिक समृद्धिको कुराले जनतालाई बढी समातेको थियो होइन। 72 कुरो चाहिँ हाम्रो राष्ट्रिय समृद्धि, राजनीतिक स्थिरताको विषयले बढी हामीलाई अलि बढी तानेको थियो, त्यसैले हामीले भारतीय नाकाबन्दी विरुद्ध पनि बलियो अडानका साथ हामीले बोल्यौँ होइन। त्यसो हुँदाखेरि हाम्रो चाहिँ लोकतान्त्रिक संस्कृतिमा जनताले चाहिँ विधि विधान कानूनलाई मात्र त्यति स्वीकार्दैन रहेछ, उसले विकास पनि खोज्दो रहेछ। त्यसैले जनप्रतिनिधि हुँदाखेरि हाम्रो जनप्रतिनिधिको चाहिँ दोहोरो भूमिका नै छ होइन, विकासको कुरा पनि छ र राजनीतिक विधि नीति निर्माणको कुरा पनि छ। त्यस तर यो कुरालाई सन्तुलित ढङ्गले हाम्रो जनप्रतिनिधिले लान सके कि सकेन भन्ने प्रश्न चाहिँ त्यहाँ हामी बस्नु लाग्छ। अनि हाम्रा अधिकांश जनप्रतिनिधिहरू चाहिँ विकासका आवश्यकताहरूबाट बढी प्रभावित र परिचालित हुने,
1: त्यो पनि 5 वर्षभित्रदेखि नै नतिजा आउने
0: देखिनु गर्ने हो। अब त्यो त्यो कुरा उहाँले नीति विधिसँग जोडेर नहेरिदिने होइन, आइसोलेटेड सिङ्गल एक्सन भन्छ नि होइन, एकाङ्की कामहरू चाहिँ बढी गरिदिने होइन। एउटाले पुल बनायो, पुल मात्र बनायो, बाटो चाहिँ अब बाटै नबाटोमा पुल बनेपछि के हुन्छ, त्यसलाई जोड्ने खालको अनि त्यो विधिसँग नजोड्ने, अनि सङ्घले पनि त्यही बाटो बनाउन खोज्ने, प्रदेशले पनि त्यही बाटो बनाउन खोज्ने र स्थानीय तहले पनि त्यही बाटो बनाउन खोज्ने भनेपछि त्यहाँ त तेह्रोपना देखियो नि। त्यस कारण जनतालाई हाम्रो राजनीतिक एउटा त राजनीतिक नेतृत्वहरूले जुन आश्वासन दिने क्रममै के बुझ्नु जरुरी छ भने मेरो सीमितता के हो भन्ने बुझ्नु जरुरी छ। म बालबालिकाकै सवालमा कुरा गर्दाखेरि त्यसमै जोड्दा अझ राम्रो हुन्छ होला। जस्तो हाम्रो हाम्रो सङ्घीय प्रतिनिधि सांसदको निम्ति लड्ने साथीहरूले, त्यसमा उम्मेदवारी दिनुहुने साथीहरूले चाहिँ बालबालिकाको सवालको कुरा गरिरहँदाखेरि उहाँहरूले 3-4 कुरालाई एकदमै स्पेसिफिकली उठान गर्न सक्नुहुन्छ, जुन सङ्घीय म्यान्डेटको कुरा हो। जस्तो कि हामी देशभरि हामी चाहिँ बालबालिकाको निम्ति हेल्पलाइन सेवाहरू विस्तार गर्छौँ, त्यो राज्यको नीति हुन्छ, बजेटमा आउँछ भन्ने कुरा बोल्न सकिन्छ। वा हामी प्रत्येक स्थानीय तहमा चाहिँ बन्ने बाल अस्पतालमा अस्पतालमा हामी बाल बालिकाको युनिट खडा गर्छौँ भन्ने कुराको त्यो खालको व्यवस्था गर्न सक्नुहुन्छ। बाल मैत्री संरचनाका कुराहरू हामी लागू गर्छौँ भन्न सक्नुहुन्छ, वा अपाङ्गता भएका बाल बालिकाहरूको हामी पुनर्स्थापनाको मिसन चलाउँछौँ भन्न सक्नुहुन्छ, जुन चाहिँ एउटा स्ट्यान्डर्ड सङ्घीय म्यान्डेटभित्र रह्यो होइन। पोलिसीसँग पनि जोडिन्छ, 10 वर्ष योजना हाम्रो देशले बनाउँदैछ त्योसँग जोडिन्छ, हाम्रो सङ्घीय कानुनसँग जोडिन्छ। तर अब त्यो कुरा नभनेर उहाँले चाहिँ गएर हामी छात्रवृत्ति बाँड्छौँ भन्न थाल्नुभयो भनेदेखि त्यो त स्थानीय तहले एक्ज्याक्टली स्थानीय तहले गर्छ त्यो कुरा होइन। अथवा हामी बालबालिकाको क्लबलाई खेलकुद सामग्री दिन्छौँ भनेर एउटा सङ्घीय सांसदले बोल्नु भनेको त्यो चाहिँ मिलेन, त्यो त स्थानीय तहले दिने कुरा हो। सङ्घीय संसदले हामीले खेलकुद सामग्री होइन, हामीले त रङ्गशाला खोज्या हुन्छौँ जहाँ बालबालिकाको पनि स्पेस होस् होइन। यो यो म्यान्डेट्सहरूलाई डिफरेन्ट गर्न चाहिँ सिक्नु जरुरी छ। उहाँहरूले
1: बढी जस्तो चाहिँ अघि पनि मैले अलिकति उठाएको थिएँ, अल्पकालीन मुद्दाहरूमा अथवा अल्पकालीन विषयहरूमा चाहिँ बढी उहाँहरू जोड दिने, किनकि त्यसको नतिजा त तत्काल आउँछ, त्यस पछाडि फेरि अर्को चुनावमा लड्न पाइएला। तर दीर्घकालीन खालका जस्तो बाल विकासको कुरा हामी गर्छौँ, बालबालिकामा लगानीका कुरा गर्छौँ, लगानीको प्रतिफल त 5 वर्षभित्र सम्भव छैन, त्यसको त प्रतिफल भने त 20 वर्षपछि होला। त्यो अलिकति लङ टर्म इन्भेस्टमेन्टका कुराहरूमा चाहिँ अथवा दीर्घकालीन लगानीका कुराहरूमा चाहिँ त्यति धेरै थाहा नभएको हो कि त्यति धेरै त्यसमा चासो नभएको हो भन्ने पनि प्रश्न छ।
0: एकदमै तपाईँले सही भन्नुभयो, यो हाम्रो नोसन हाम्रो चाहिँ सोच चाहिँ कस्तो भएर विकास हुँदै गयो जस्तो लाग्छ भने तदर्थ बादमा असाध्यै हामी लम्क्यौँ जस्तो लाग्छ। यो चाहिँ म ठुल्ठुला नेताहरू मात्र होइन, पछिल्लो युवा पुस्ताका भनिएका राजनीतिक अभियन्ताहरूमा पनि त्यो देख्छौँ कि मान्छे किन गरिब हुन्छ भन्दा पैसा नभएर भन्ने जस्तो सिम्पल एन्सर बोकेर अनि पैसा बाँड्ने अथवा तत्काल ठाउँहरू भत्काउने अनि बनिहाल्छ नि भन्ने खालको एउटा पपुलिस्ट एक्सन, जसलाई म चाहिँ स्ट्रिट पपुलिजम भन्न रुचाउँछु होइन। त्यो चाहिँ सडकमा मान्छेले देख्दाखेरि वा रे वा भन्छ, तर त्यसको परिणाम चाहिँ खासै सुखद हुँदैन लङ रनमा। त्यो खालको अभ्यासबाट हामी निर्देशित चाहिँ समाज पनि हामी जनता पनि त्यो पनि भएको देख्छौँ। त्यसको पछाडिको कारण चाहिँ मलाई के हो जस्तो लाग्छ भने निरन्तरतालाई जोड्न नसक्नु चाहिँ हाम्रो राजनीतिक नेतृत्वको कमजोरी हो। जस्तो म बालबालिकाकै विषयलाई कुरा गरौँ, आज थपिएका करिब 3 लाख बालबालिका, अस्ति स्थानीय तहपछि थपिएका करिब 3 लाख भोटर्सहरू त हिजो बालबालिका थिए होइन, आज

0: ठ्याक्कै 6 महिना अगाडि बालबालिका भएका मानिसहरू, 8 महिना अगाडि बालबालिका भएका मानिसहरू चाहिँ आज भोटर हुँदैछन्। त्यसैले राजनीतिक दलले चाहिँ कहाँनिर मात्र सोच्नु भएन भने, मैले अब आज भोटर भएपछि यिनीहरूका बारेमा सोध्छु भन्दाखेरि उसले 18 वर्षसम्म भोगेको पीडाको जवाफ त यहाँ पाउँदैन, 18 वर्षसम्म भोगेको अप्ठ्यारोको जवाफ त पाउँदैन। यदि यो 18 वर्षसम्म उसलाई सहजता सपेर उसलाई सहयोगको वातावरण चाहिँ हाम्रो राजनीतिक नेतृत्वले बनाइदिएको भने त आज 18 वर्ष एक दिन भएका दिन त उसले यही दल समाज छ, यही नेता समाज छ नि त, होइन? यो कल्चर चाहिँ हामीले राजनीतिक दललाई त्यो निरन्तरता देखाउन सकेनौँ। एउटा असाध्यै महत्त्वपूर्ण कुरा चाहिँ कसैले भन्नुभएको थियो कि हरेक वर्तमान इतिहास हो, होइन, र हरेक के भन्छ भविष्य चाहिँ वर्तमान हो। त्यसो हुँदाखेरि बालबालिका भविष्य त हो, हामीले
1: वर्तमान पनि हो भन्ने,
0: आज वर्तमान हो, हामीले आज लगानी गर्यौँ भन्ने त्यो भविष्य हाम्रो निम्ति सुरक्षित सुनिश्चित सहयोगी हुन्छ। त्यसैले हरेक भविष्य वर्तमान हो र हरेक वर्तमान इतिहास हो भन्ने कुरालाई त्यो निरन्तरताको पङ्क्तिमा हेर्न नसक्दाखेरि हाम्रो राजनीतिक नेतृत्वले बालबालिकाका विषयलाई अलिक कम आँकेको, म प्राथमिकतामा नराखेको भन्दिनँ, कम आँकेको, किनभने त्यसको मूल्य मूल्याङ्कन गर्दाखेरि ट्रान्जेक्सन मूल्याङ्कन कारोबारी मूल्य हुन्छ नि, बजारको लगानी गर्दा कति छिटो नाफा, सेयरमा हाल्दा फटाफट नाफा आउँछ भने जस्तो, अथवा जग्गामा हाल्नेहरूले फटाफट नाफा आउँछ भने जस्तो, तर कुरो चाहिँ के हो भने आज कृषि उत्पादनको मूल्य असाध्यै बढ्नुको पछाडि त किसानलाई लगानी नभएर रहेछ नि त। यदि किसानलाई लगानी भइदिएको भए त जग्गापट्टि उत्पादनशील हुन्थ्यो, अनि तपाईँ जग्गाबाट वा सेयरबाट जति कमाउनुहुन्छ त्योभन्दा धेरै पैसा तपाईँले दाल चामल किन्नमा खर्च गर्न पर्यो भने श्रीलङ्का त हामीले देख्यौँ, होइन, त्यसरी त्यो अर्थ राख्दैन रहेछ। नेतृत्वले यो बुझ्नु चाहिँ जरुरी छ। त्यसरी बालबालिकाको मुद्दालाई सरकारलाई सवाललाई चाहिँ कम मूल्याङ्कन गरेको मात्र हो भन्ने चाहिँ देखिन्छ। त्यो मूल्य त्यसको मूल्याङ्कन प्रणाली उहाँहरूले अलि जान्नुभयो।
1: बालबालिकाको मुद्दालाई कम आकलन गर्ने हो, कम आँक्ने हो भने त्यसले चाहिँ पछि कालान्तरमा गएर आफै अगाडि चुनौती सिर्जना गर्छ, केही चुनौतीहरू त अहिले पनि राजनीतिक दलले देख्नु भयो होला, अहिले भोग्नु भएको
0: छ। एक्ज्याक्टली, महँगो चुनौती स्थापना गर्छ, महँगो चुनौती, म त अझ त्यो भन्छु, असाध्यै असाध्यै खर्चिलो, असाध्यै महँगो भविष्य हाम्रो निम्ति लिएर आउँछ।
1: अब जस्तो हामी यो राजनीतिक दलहरूले बालबालिकाको मुद्दालाई प्राथमिकीकरणका कुरा गरिरहँदाखेरि चाहिँ अब जस्तो अलिकति यो समग्रमा हामी अलिकति कुराकानी गरिरहेछौँ बाल अधिकार बालबालिकाका मुद्दा भनेर, जस्तो बाल संरक्षणदेखि लिएर बाल अधिकारका अन्य मुद्दाहरूमा पनि हामीले कुरा गर्नुपर्दा जस्तो कस्ता कस्ता समस्याहरू बालबालिकासँग सम्बन्धित समस्याहरू छन् अथवा मुद्दाहरू छन् जुन चाहिँ उठान गर्नुपर्नेछ, बालबालिकाका समस्याहरू समाधान गर्नेछौँ भन्ने चाहिँ ठुलो मुद्दा भयो, सम्भव प्रायले त्यही गर्नुहुन्छ होइन, तर त्यसभित्र पनि कस्ता कस्ता मुद्दाहरू छन् जुन चाहिँ सम्बोधन गर्नै पर्छ जसले गर्दाखेरि बाल अधिकार पनि सुनिश्चित हुन्छ, हामीले चाहेको जस्तो समाज पनि निर्माण हुन्छ।
0: म यसलाई म गत वर्षसम्म म राष्ट्रिय बाल अधिकार परिषदमा रहँदाखेरि हामीले करिब 643 स्थानीय तहसँग प्रत्यक्ष संवाद गरेर सरकारहरूको छलफल गरेका थियौँ, र त्यहाँ आएका केही सरकारहरू मेरो स्मृतिमा अझै पनि ताजा छ, तिनीहरू नै मुख्य मुद्दा हुन् भन्ने मलाई लाग्दछ, ठुलो सिद्धान्तमा नभइकन व्यवहारिकताको कुरा गर्नुपर्छ। सो हामी सुरुवात नै कुरा गरौँ बाँच्न पाउने कुराबाट, बालबालिकाले सुरक्षित जन्म लिन पाउने र सुरक्षित रूपमा स्वस्थकर रूपमा बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न पर्यो। त्यो गर्नेका निम्ति मुख्य सरोकार भनेको राजनीतिक दलले आज सम्बोधन गर्नुपर्ने विषय के भने, प्रत्येक स्थानीय तहमा गर्भवती महिलाले नियमित निशुल्क नियमित जाँच गर्न पाउने, निशुल्क आवश्यक औषधि र पोषण पाउने र निशुल्क सुत्केरी सेवा पाउने, होइन, जब निशुल्क भन्छु त्यो उसको यातायात समेत जोडेर हो, त्यो खालको व्यवस्था गर्न सकियो भने त्यो असाध्यै महत्त्वपूर्ण मुद्दा आउँछ, त्यसले बाँच्ने कुरालाई सुनिश्चित गर्छ। दोस्रो, अहिले हाम्रो समग्र नेपालभरि नै उठेको महत्त्वपूर्ण मुद्दा भने पोषणको मुद्दा छ। ग्रामीण भेग गरिबी क्षेत्रमा खान नपाएर पोषणको समस्या छ, अलि सहरी सम्भ्रान्त उसमा चाहिँ धेरै खाएर पोषणको समस्या छ, सन्तुलित खाना नखाएर अथवा जङ्क फुडहरू खाएर, यो जङ्क फुडलाई शिक्षालय क्षेत्रभित्र नियन्त्रण गर्ने कुरा, अघि मैले भने जस्तो स्थानीय कृषि उत्पादनमा आधारित दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने कुरा, यसले चाहिँ निकै ठुलो स्थानीय तहको अर्थतन्त्र पनि र बालबालिकाको पोषणलाई पनि त्यसले सुनिश्चित गर्छ, र महत्त्वपूर्ण कुरो बालबालिकालाई आफ्नो समाजसँग जोड्छ, किनभने त्यहीँको मकै भटमास खान्छ, त्यहीँको चाहिँ गहुँको रोटी खान्छ, त्यहीँको दुध खान्छ, त्यहीँको अन्डा खान्छ भनेदेखि चाहिँ त्यो बालबालिकाले हाम्रो फलानु दाईको फलानु भाउजूको घरको गाईको दुध हो भन्ने बुझेपछि उसले त्यो गाउँप्रति आफूलाई समर्पित गर्छ, होइन, विनोद। सरजीको चाउचाउ खाएर चाहिँ गर्दैन, त्यो भा भएर हामीले एकदमै यो दोस्रो मुद्दा मैले बाँच्न पाउनेमा यति कुरा राखेँ। तेस्रो मुद्दा हामीले राजनीतिक दलले समेट्नै पर्ने विषय चाहिँ म विकासमा शिक्षासँग जोडेर आउँछु। शिक्षामा हामीले राजनीतिक दलहरूले विशेष गरी सङ्घ र प्रदेशले बोल्नै पर्ने विषय चाहिँ के हो भने प्रत्येक वडामा एउटा प्राविधिक शिक्षालय वा एटलिस्ट प्रत्येक पालिकामा बहु प्राविधिक शिक्षालयको व्यवस्था गर्ने र त्यहाँ चाहिँ निशुल्क र अझ छात्रवृत्ति सहितका चाहिँ शिक्षाको व्यवस्था गर्न सक्ने त्यो खालको एउटा व्यवस्था गर्न सक्छन्। त्यसो भयो भने हामीसँग उद्यमशील जनशक्ति उत्पादन हुन्छ, होइन खर्चालु जनशक्ति मात्र होइन। जब उद्यमशील जनशक्ति उत्पादन हुन्छ हाम्रो आन्तरिक फाइनेन्सियल स्ट्रेन्थ, हाम्रो आन्तरिक अर्थतन्त्र बलियो बनाउन सक्छौँ, त्यो हाम्रो लागि दोहोरो फाइदाको विषय छ। त्यस्तै अर्को विषय चाहिँ के हो भने अपाङ्गता भएका बालबालिकाहरूको सवालमा अहिले हामीसँग झन्नै ठुलो संख्यामा 2-3 लाखकै संख्यामा अपाङ्गता भएका बालबालिकाहरू छन् जो विद्यालय जान सकिरहेका छैनन्। अब हामी चाहिँ के गरिरहेका छौँ भने कार्ड बनाउने र उनीहरूलाई भत्ता वितरण गर्ने हाम्रो नारामा असाध्यै आउँछ। त्यो राम्रै कुरा हो, सामाजिक सुरक्षा भत्ताको कुराले मान्छेलाई राज्यसँग जोड्छ, तर अधिकांश अपाङ्गता चाहिँ यदि सानो उमेरमा पहिचान गर्ने प्रयत्न गर्यो भने पहिचान गर्न सकिन्छ र त्यसको उपचार सम्भव छ। 80% डिजेबिलिटीको उपचार सम्भव छ। उपचार गरिदिने भने त्यो व्यक्ति चाहिँ आय आर्जन गर्न सक्षम, आर्थिक शक्ति बन्छ क्या राज्य, सामाजिक शक्ति बन्छ। त्यसो भएपछि मैले यो चाहिँ एकदम प्र्याक्टिकल्ली गरेर हामी राष्ट्रिय बाल अधिकार परिषदमा हुँदा हामीले 31 जना बालबालिकाको विभिन्न ठाउँबाट ल्याएर उपचार गऱ्यौँ र उनीहरूको जीवन रूपान्तरण गर्न सफल भयौँ। उनीहरू हिजोसम्म घरभित्र कुँजिएर रहेका बालबालिका आज स्कुल गइरहेका छन् गौरव साथ। यो यसको लागि निम्ति खर्च पनि धेरै लाग्दैन, यो त हामी एउटा सानो निकायले गर्न त 31 जना सक्यो भने राज्य सिँगै लाग्दा फेरि त्यो ठुलो संख्या हुन्छ। यस्ता कुरालाई जोड्न सकिन्छ होला, सङ्घीय र प्रदेश सांसदहरू यस्ता खालका मिसनहरू चलाउँछौँ भन्ने कुरा। सहभागिताको कुरा गर्नुपर्दा फेरि यो असाध्यै महत्त्वपूर्ण कुरा छ। अहिले हामीले कमजोर मानिरहेको अथवा इग्नोर गरिरहेको सहभागिताको विषयले गर्दा आज हाम्रो लोकतान्त्रिक प्रणाली बहुदलीय व्यवस्था नै सङ्कटमा परेको छ। त्यसकारण बालबालिकाहरूलाई राज्यका प्रणाली र हाम्रो राजनीतिक संस्कारसँग जोडेर लोकतान्त्रिक अभ्यासमा अभिप्रेरित गर्न चाहिँ गाउँपालिकासम्म पनि निश्चित बजेट चाहिँ छुट्याउँछौँ भन्ने कुरा गर्ने हो भने जस्तो हरेक स्थानीय तहको नीति निर्माणका बेलामा स्थानीय बालसभा आयोजना गराउँछौँ भन्ने हो भने आज 12-15 वर्ष उमेरको बालबालिका आजैदेखि स्थानीय तहको योजना निर्माणमा संलग्न हुँदै जाँदाखेरि उसले जब सङ्घीय भोलि नेतृत्व लिन्छ, चाहे कर्मचारी भएर होस्, चाहे सेना भएर होस्, चाहे होइन युवा विद्यार्थी नेता भएर होस्, उसले चाहिँ त्यो योजनालाई लोकतान्त्रिक हिसाबले हेर्छ अनि हाम्रो लोकतन्त्र पनि बलियो हुन्छ। किनभने लोकतन्त्र बलियो नभए पनि हामी विकास गर्न सक्दैनौँ, प्रणालीलाई जोगाउन सक्दैनौँ। र चौथो कुरा चाहिँ संरक्षणसँग जोड्न खोजेँ मैले। संरक्षणसँग जोड्दाखेरि चाहिँ हामीले एकदमै ध्यान दिनुपर्ने विषय पनि अहिले बालबालिकाहरूको मानसिक स्वास्थ्यको सवाल असाध्यै महत्त्वपूर्ण छ। त्यसका निम्ति सङ्घीय संसदले एउटा मापदण्ड बनाएर प्रदेश सरकारले त्यसलाई लगानी गर्ने प्रतिबद्धता जनायो भने त्यो सम्भव छ कि प्रत्येक विद्यालयमा मानसिक स्वास्थ्यको व्यवस्था गरिनेछ। त्यो मनोसामाजिक विमर्शकर्ताको माध्यमबाट होस् वा स्थानीय स्वास्थ्य चौकीमा कोही मनोविज्ञ राखेर होस्, तालिम प्राप्त मनोविज्ञ राखेर भए पनि लैजान सकिन्छ। त्यसले हाम्रो सुसाइड प्रिभेन्सन गर्छ, त्यसले हाम्रो हिंसालाई न्यूनीकरण गर्छ, त्यसले हाम्रो हिंसात्मक मनोवृत्तिलाई घटाउँदै लैजान्छ भने सँगसँगै हिंसामा परेका बालबालिकाहरूको उत्थानशीलतालाई प्रवर्धन गर्छ र परिवार समाजमा पुनर्स्थापना हुने काम गर्छ र सँगसँगै राज्यको बाल संरक्षण प्रणालीमा उनीहरूलाई पहुँच बनाउन पनि सजिलो हुन्छ। यी केही स्पेसिफिक मुद्दाहरू हुन् जसलाई राज्यले प्राथमिकतामा राख्नुपर्छ। अहिलेको म्यान्डेट पनि छ भन्ने मेरो भनाइ चाहिँ सङ्घ र प्रदेश दुइटैको म्यान्डेटमा पनि भएको विषय हो यो भन्ने चाहिँ यो स्थानीय तहहरूसँगको छलफलबाट मेरो अनुभवले यही विषयहरूलाई देखिएको छ।
1: हजुर, अब यो शिक्षाकै कुरा यहाँले पनि जोड्नुभयो, यो बालबालिका अनि बालबालिकाको शिक्षाको कुरा जोडिरहँदाखेरि चाहिँ अहिले पछिल्लो समय अलिकति चर्चामा आउन थालेको भनेको चाहिँ सामुदायिक विद्यालयहरूको स्तरोन्नति गर्ने अनि निजी विद्यालयमा प्रश्न चिन्ह चाहिँ उठाउन थालेको अवस्था, त्यस्तै गरी प्रि स्कुलहरूको कुरा छ, बालबालिकाले कति वर्षसम्म चाहिँ कति वर्षदेखि कति वर्षसम्मका बालबालिका चाहिँ विद्यालयमा चाहिँ भर्ना हुने, विद्यालय भर्ना गर्दाखेरि इन्ट्रान्स प्रवेश परीक्षा लिने यो नराम्रो अभ्यास, यी यस्ता कुराहरू पनि अलिअलि उठ्न थालेका चाहिँ छन्। तर अब यो चाहिँ राजनीतिक वृत्तमा नपुगिकन, राजनीतिक चाहिँ मुद्दामा प्राथमिकीकरण नगरिकन फेरि पनि यी मुद्दाहरू चाहिँ डिस्कसनकै लेभलमा मात्रै सीमित हुन्छन् कि भन्ने प्रश्न पनि छ।
0: हजुर,
1: के भन्नुहुन्छ?
0: एकदमै एकदमै सर्वनाश। यो शिक्षा चाहिँ राजनीतिक सरोकार र संरक्षणकै विषय हो, किनभने अहिले हामी कहाँ जुन दुई वर्गीय शिक्षा भन्छौँ, मतलब बहुवर्गीय शिक्षा भन्ने गरेको छ, किनभने निजी विद्यालयमा पनि धेरै वर्ग खडा भइसक्यो होइन, अनि त्यो भएर यो बहुवर्गीय शिक्षालाई चाहिँ यदि हामीले एक वर्गीय बनाउने हो, समान शिक्षा प्रणाली बनाउने हो भनेदेखि चाहिँ राजनीतिक प्रतिबद्धता र राजनीतिक हस्तक्षेपकै खाँचो छ। राजनीतिक दलहरूले धेरै कुरा पनि गर्न पर्दैन भन्ने मलाई लाग्छ, हाम्रो नियमलाई पालना गराउँछु भन्ने हुन्छ। जस्तो हाम्रो शिक्षा ऐनमा क्याचमेन्ट एरियाको सेवा क्षेत्रको व्यवस्था छ, प्रत्येक विद्यालयले आफ्नो सेवा क्षेत्रभन्दा बाहिरको बालबालिका भर्ना लिन पाउँदैन नियमअनुसार जाने। तर तपाईँ काठमाडौँकै कुरा हेर्नुहुन्छ भने हात्तीबनमा भएको स्कुलले बुढानीलकण्ठको बच्चा उठाउँछ, अनि दुई घन्टा यातायात बस चढाएर ट्राफिक जाममा पुर्याएर 9 बजे 6 बजे उठाएको बच्चालाई 9 बजे स्कुल पुर्याउँछ, होइन? यो एक हिसाबले बाल अधिकारको स्पष्ट उल्लङ्घन पनि हो, सँगसँगै शिक्षाको निजीकरणले ल्याएको बेफाइदा पनि हो, होइन? र सेलेक्टिभ बायसनेस त त्यहाँ छँदैछ यसको। भनेपछि यदि क्याचमेन्ट एरियालाई अनिवार्य लागू गर्ने व्यवस्था गरौँ, राजनीतिक दलहरूले सक्छन्,
1: त्यो निजीमा मात्रै होइन कि, त्यो चाहिँ सामुदायिक सरकारी विद्यालयमा,
0: सामुदायिक सबैमा। मलाई मानिलिउ एकछिनलाई, म सीतापाइलामा बस्छु र मलाई शिवपुरी माध्यमिक विद्यालय चाहिँ उतामा बालुवाटारको सामुदायिक विद्यालय हो, त्यसको शिक्षा मन पर्यो, म मेरो बच्चालाई त्यहाँ पढाउन चाहन्छु भनेदेखि म त्यो शिवपुरीको क्याचमेन्ट एरियामा गएर बस्नु पर्यो, अनि नै म त्यसको लागि एलिजिबल हुन्छु, होइन? यो क्याचमेन्ट एरियाको मोडालिटीलाई चाहिँ हाम्रो कानुनमा छ, फेरि मैले नभएको कुरा भने त्यसलाई लागू मात्र गर्दै पुग्छ। एक अर्को कुरो चाहिँ निजी विद्यालय खोल्न नपाइने होइन, पाइन्छ, त्यसलाई हामीले बन्देज नगरौँ, तर निजी विद्यालयले नाफा चाहिँ कमाउन पाउँछ कि पाउँदैन, प्रश्न चाहिँ के?
1: त्यो प्रश्न चाहिँ राजनीतिक दललाई गरौँ, राजनीतिक वृत्तलाई गरौँ।
0: एक्ज्याक्टली, यदि यदि हाम्रो राजनीतिक दलहरूले आँट गरेर हामी निजी विद्यालयलाई गैर नाफामुखी बनाउँछौ भन्नुहुन्छ भनेदेखि नेपालको शिक्षामा ठुलो क्रान्ति ल्याउन सकिन्छ। त्यसो गर्ने बित्तिकै निजी विद्यालयमा लगानी गरेर शिक्षाको व्यापार गर्नेहरू चाहिँ आफै पछाडि हट्छन्, किनभने नाफा नकमाउने भएपछि व्यापार गर्ने कुरा भएन नि त। त्यसो भएपछि त्यो त सेवा भावमा आउनु भयो, सेवा गर्न चाहनेहरूले निजी ढङ्गले निजी व्यवस्थापनमा शिक्षाले चलाउन सक्छन्, किनभने सबै सरकारी प्रणाली राम्रो हुन्छ भन्ने छैन, संसारमा सरकारी प्रणालीहरू सामुदायिक प्रणालीभन्दा कमजोर नै देखिएका छन्, र सामुदायिक प्रणालीबाट विद्यालयलाई व्यवस्थापन गर्ने हामी त्यसको जिम्मा लिने त्यसको खर्च व्यवस्थापन गर्छौँ भन्छ भने त्यसलाई जोड्न सकिन्छ। तर अहिले पनि अर्को एउटा म मुद्दा यसमा जोड्न चाहन्छु, अहिले पनि हाम्रो सरकारी विद्यालयमा अभिभावकहरूले आफ्नो खल्तीबाट 52% खर्च बिहोर्नुपर्छ, 48% मात्र सरकारी बजेट हो, भनेको केटाकेटीको ड्रेस, कापी, कलम, किताब, खाजा, बस, होइन, यो सबै कुरा गर्दाखेरि झन्डै 52% औसत खर्च बिहोर्नुपर्छ। 100 रुपियाँ शिक्षाको लागि लगानी गर्दाखेरि 48 मात्र राज्यले गर्छ, 52 रुपियाँ अभिभावकले गर्छ। अब सामुदायिक विद्यालयमा पढ्ने अभिभावक पढाउने अभिभावकहरू आम रूपमा मध्यम आय वा न्यून आय भएका व्यक्तिहरू हुनुहुन्छ, उहाँहरूले 52 रुपियाँ खर्च गर्न नसक्दा कसको शिक्षामा असर पर्यो त? त्यो त बालबालिकाको शिक्षामा असर पर्यो नि, अनि हामी तिनै अभिभावकलाई अपराधीकरण पनि गर्न सक्दैनौँ, फेरि तिनलाई गएर चेतना जगाएर मात्र पनि भएन, गोजीमै पैसा छैन भने कहाँबाट हुन्छ? त्यसैले सामुदायिक विद्यालयमा सबै सुविधा निशुल्क हुन्छ भन्ने चाहिँ उहाँहरूले घोषणा गर्न सक्नुभयो भने यो उहाँहरूको लागि भोट ल्याउने कुरा पनि हो, सँगसँगै कार्यान्वयन गराउनको निम्ति हामीले दबाब दिन सक्यौँ भनेदेखि यसले नेपालको शिक्षामा ठुलो फड्को मार्छ।
1: अब जस्तो अब हामी समय सकिन पनि लागिसकेका छ, जस्तो अब यी सबै मुद्दाहरू छन्, यी यस्ता कुराहरू हामीले विभिन्न विषयमा छलफल पनि गऱ्यौँ, निर्वाचन पनि आउँदैछ, चुनावी माहौल तात्तै छ भनौँ, होइन? अब त्यो क्रममा चाहिँ अब हामीले प्रश्न सोध्ने, हाम्रो अधिकार, जनताको अधिकार प्रश्न सोध्ने, भोट माग्न आउनेलाई प्रश्न सोध्ने कुराहरू रह्यो, त्यो सँगसँगै जस्तै अब हामीले अघि यहाँले पनि भन्नुभयो बालबालिकाका विभिन्न मुद्दाहरू छन्, जस्तो बालबालिका विद्यालय शान्ति क्षेत्रका कुराहरू छन्, बालबालिका शान्ति क्षेत्र पनि भन्छौँ, होइन? ती सबै कुराहरूलाई ध्यानमा राख्दै त्यस्तो कुनै संयन्त्र अहिले बनेको छ जुन संयन्त्रले चाहिँ कसरी यो निर्वाचनको तयारीको क्रममा बालबालिकाका अधिकारको विषयलाई चाहिँ कसरी सम्बोधन भइरहेको छ भनेर हेर्ने त्यस्तो खालको कुनै संयन्त्र बनेको छ, संयन्त्र बनाएको छ भने कसरी काम गर्छ, त्यसमा अलिकति छलफल गरौँ।
0: राज्यकै तर्फबाट चाहिँ त्यस्तो संयन्त्र अब निर्वाचन आयोग नै भएको हिसाबले र मानव अधिकार आयोगले पनि यसलाई हेर्ने हिसाबले यिनै निकायहरूले अलि बढी हेरिरहेको छन्। सायद राष्ट्रिय बाल अधिकार परिषदले पनि यसमा केही चासो दिइरहेको होला। तर नागरिक संगठनहरूको तर्फबाट चाहिँ विभिन्न सञ्जालहरूको एउटा साझा इनिसिएटिभ भनौँ न साझा पहल चाहिँ सुरु भएको छ। उहाँहरूले यसभन्दा अघि यो आचार संहितामा राख्नका निम्ति पनि निर्वाचन आयोगसँग लबी गर्नुभयो। यो बीचमा राजनीतिक दलहरूसँगको नियमित अन्तर्क्रिया सम्वादहरू आयोजना गर्नुभयो बालबालिकाका विषयहरू समावेश गर्नका लागि। र मलाई लाग्छ उहाँहरू यो निर्वाचनको अनुगमन पनि गर्दै हुनुहुन्छ र त्यो गरिसकेपछि त्यहाँ आएका घटनाहरूलाई चाहिँ सूचीकरण गर्ने निर्वाचन आयोगमा लैजाने भन्ने कुरा हुन सक्छ। त्यसपछि चाहिँ जब पोस्ट इलेक्सन भनौँ निर्वाचन पश्चात सत्तामा आउने निर्वाचित हुने दल उम्मेद्वारहरूलाई चाहिँ उहाँहरूले तिनै घोषणा पत्रका आधारमा बहस पैरवी गर्ने खबरदारी गर्ने काम गर्ने योजनामा हुनुहुन्छ। विभिन्न सञ्जालहरू 16-17 बालबालिकाको क्षेत्रमा काम गर्ने सञ्जालहरू हुनुहुन्छ, उहाँले यस अभियानलाई जोडिराख्नु भएको छ भन्ने केही कार्यक्रममा म आफू पनि सहभागी भएको हिसाबले त्यो चाहिँ मलाई जानकारी छ। र गत स्थानीय तहमा पनि हामीले चाहिँ राष्ट्रिय बाल अधिकार परिषदको तर्फबाट 52 घटनाहरू जहाँ बालबालिकाको अधिकारको हनन उल्लङ्घन भयो ती घटनाहरू चाहिँ हामीले निर्वाचन आयोगलाई जानकारी गराएका थियौँ। यस्तो भयो आवश्यक कारवाहीका निम्ति भनेर केहीमा निर्वाचन आयोगले तत्कालै एक्सन लिएको पनि हामीले पाएका थियौँ।
1: जस्तो निर्वाचन वा कुनै पनि बाहनामा जस्तो बालबालिकाको दुरुपयोग बालबालिका लक्षित कुनै हिंसा भएमा अथवा त्यस्तो भएमा चाहिँ कहाँ उजुरी गर्ने कसरी उजुरी गर्ने भन्ने खालको कुराहरूमा पनि थाहा पाउनु जरुरी छ जस्तो लाग्छ। कहाँ गर्ने कसरी गर्ने उजुरी?
0: अब अहिले चाहिँ आधिकारिक रूपमा भन्नुपर्दा चाहिँ निर्वाचन आयोगकै सम्पर्क कार्यालयमा हामीले उजुरी गर्ने हो। त्यहाँ भएन भने पनि हाम्रो बालबालिकाहरूलाई हेल्पलाइनहरू छन् 1098, बालबालिका खोजतलास सेवा छ 104। यदि निर्वाचनका दौरान निर्वाचन अभियानका दौरान कुनै पनि बालबालिका जोखिममा पर्यो भने उसमाथि हिंसा भयो शोषण भयो वा उसमाथि कुनै पनि किसिमको विभेद लान्छ
1: दुरुपयोग भयो भन्ने शब्द हामी प्रयोग गरिरहेको छौँ।
0: अब दुरुपयोगकै सवालमा चाहिँ तोकिएको निकाय चाहिँ राज्यले भनेको छैन निर्वाचन आयोग र मानव अधिकार आयोग बाहेक। अहिले हामीले चाहिँ यी दुईटा निकायमा मात्र सम्पर्क गर्न सक्छौँ, अझ बढी चाहिँ निर्वाचन आयोग नै हो।
1: जस्तो अब मतदाताका रूपमा चाहिँ मतदाताले राजनीतिक दलहरूका प्रतिनिधिहरू जो चुनावका बेलामा भोट माग्न आउनुहुन्छ उहाँहरूसँग चाहिँ अभिभावक भनौँ अथवा चाहिँ मतदाताले कस्ता विषयहरू चाहिँ उहाँहरूले राख्न सक्नुहुन्छ जुन बालबालिकासँग सम्बन्धित मुद्दाहरू जोडिएका हुन्छन्?
0: मेरो चाहिँ अभिभावक जीवहरू जो अथवा वयस्क मतदाता जीवहरूलाई के अनुरोध छ भने उहाँहरूले जति पनि हाम्रा उम्मेद्वारहरू आउनुहुन्छ आफ्नो निर्वाचन अभियानका क्रममा हामीले भेट गर्ने हामीले अन्तर्क्रिया गर्ने हामीले भाषण सुन्ने यी सबै उम्मेद्वारहरूसँग केही प्रश्नहरू बालबालिकाको तर्फबाट गरौँ। पहिलो प्रश्न हामीले हाम्रो क्षेत्रमा बालबालिकाका निम्ति बालबालिका लक्षित पूर्वाधार विकास र शैक्षिक विकास र स्वास्थ्यको विकासमा तपाईँको योजना के होइन एउटा प्रश्न यो हो हाम्रो। दोस्रो देशमा वा प्रदेशमा बालबालिकाका निम्ति तपाईँले बनाउने नीति नियम कानुन कस्तो हुन्छ? दोस्रो त्यो प्रश्न सोध्नु र तेस्रो प्रश्न अर्को पटक आउँदा तपाईँको मतदाता हुने बालबालिकालाई तपाईँ कस्तो राजनीतिक संस्कार दिनुहुन्छ? किनभने यो संस्कार हामीले परिवर्तन गर्नु जरुरी छ। जुन किसिमको अहिलेको म आफू चाहिँ हेट पोलिटिकल कल्चर भन्ने गरेका छु होइन यो घृणामूलक राजनीतिक संस्कार जहाँ हामीले एकले अर्कालाई गाली गर्ने र निराशा व्यक्त गर्ने भन्दा केही आइरहेको छैन। हामी चाहन्छौँ हाम्रा बालबालिकालाई हाम्रो राजनीतिक उम्मेद्वारहरूले नेतृत्वले आशाको दियो जगाउन् सम्मानको संस्कृति विकास गरौँ होइन त्यसैले गर्दा कस्तो राजनीतिक संस्कार दिनुहुन्छ? किनभने अब 5 वर्षपछि हामीसँग अर्को 5-7 लाख बालबालिकाहरू चाहिँ मतदाता भनेर आउँदैछन्।
1: हुन्छ, हामी कार्यक्रमको अन्तिम आइसक्यौँ। नेपाल चौतारीको निर्धारित समय सकिने पनि लागिसकेको छ। नेपाल चौतारीमा सहभागी भएर आफ्नो अमूल्य विचार राखिदिनु भएकोमा मिलन दरालज्यू यहाँलाई धेरै धेरै धन्यवाद। नेपाल चौतारीको आजको अङ्क यति नै, अर्को अङ्क अर्को शुक्रबार निर्वाचनसँग सम्बन्धित यस्तै अर्को विषय लिएर हामी फेरि आउने नै छौँ। तबसम्मका लागि आजका अतिथि उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म अनन्त कश्यप घिमिरे पनि बिदा चाहन्छु। हवस् त, नमस्ते। विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना।

0: एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तोता इन्द्र सराखड्का।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। एन्टेना फाउन्डेसनको प्रस्तुति नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार यही समयमा विभिन्न विषयमा छलफल गर्ने गर्दछौं। मंगसिर 4 गते प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव हुँदैछ। हामी पनि नेपाल चौतारीमा निर्वाचनसँग सम्बन्धित विविध विषयमा छलफल गर्दै आइरहेका छौं।
2: नेपाल चौतारी एन्टेना फाउन्डेसन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेसन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना FN पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारी ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल बान्सँगको सहकार्यमा तयार भएको हो। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका पनि कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। यदि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013456 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 मा फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्ना विचार लेख्न सक्नुहुन्छ।
1: अब निर्वाचन आउन निर्वाचनको दिन आउन 65 दिन मात्र बाँकी छ। यतिखेर विभिन्न राजनैतिक दल, निर्वाचन आयोग र सुरक्षा निकाय चुनावको तयारीमा लागिरहेका छन्। दशैं तिहारको रौनक एकातिर छ भने सँगै चुनावको रौनक पनि उत्तिकै बढ़िरहेको छ, किनभने निर्वाचनलाई पनि एक किसिमको चाडकै रूपमा लिने गरिन्छ। अहिले विभिन्न राजनैतिक दलहरूमा पनि कसलाई उम्मेद्वार बनाउने, कुन क्षेत्रमा कसलाई जित्न सहज हुन्छ भन्ने विषयमा आन्तरिक छलफल पनि भइरहेको छ भने अहिले सत्तामा रहेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत नेकपा समाजवादी लगायतले चुनावमा गठबन्धन गरेर जाने तयारी पनि गरिरहेका छन्। यसका लागि दिनहुँ सत्ता गठबन्धनले सीट बाँडफाँडको लागि बनाएको कार्यदलको बैठक पनि बस्ने गरेको छ भने शीर्ष नेताहरू पनि बैठक गरिरहेका छन्। नेपाल चौतारीमा आज हामी निर्वाचनको लागि नेपाली कांग्रेसले गरिरहेको तयारी, व्यक्ति कि मुद्दा भन्ने विषयमा कुराकानी गर्छौं। यसका लागि हामीसँग नेपाली कांग्रेसका केन्द्रीय सदस्य युवा नेता अजय बाबु सिबाकोटी हुनुहुन्छ। हजुर, यहाँलाई कार्यक्रममा स्वागत छ।
3: हजुर, धन्यवाद।
1: आरामै हुनुहुन्छ?
3: ठीक छ।
1: हजुर, अब चुनाव हुन 65 दिन मात्र बाँकी छ, नेपाली कांग्रेसले चाहिँ यसको कसरी तयारी गरिरहेको छ निर्वाचनको?
3: नेपाली कांग्रेसले अहिले निर्वाचनको कार्यतालिका अनुसार, जुन निर्वाचन आयोगले उपलब्ध गराएको छ, त्यो कार्यतालिका अनुसार यो असोज 2 र 3 गते यो अनुसूचीको लागि त्यसको अन्तिम तयारी गरिरहेको छ। यो समानुपातिको र यो चाहिँ संघ र प्रदेश दुवै ठाउँको लागि भने सँगसँगै यो असोज 23 गते जुन हाम्रो मनोनयन गर्नुपर्नेछ त्यसका लागि चाहिँ अहिले पार्टीले खडा गर्ने उम्मेद्वारहरूको बारेमा पनि एउटा वृहत छलफल सुरु भएको छ र सँगसँगै गठबन्धनमा रहेका दलहरू बीचमा यो चाहिँ सिट बाँडफाँडको कुरामा पनि अहिले काम भइरहेको छ भने सँगसँगै अरू पार्टी यस्तो चुनावमा जाँदै गर्दा पार्टीका आफ्ना विभिन्न घोषणापत्रहरू हुन्छन्, ती घोषणापत्रहरूको पनि गृह कार्य सुरु भएको छ भने अहिले यो घोषणापत्र, उम्मेदवारी अनि त्यसपछि यसको अरू प्रक्रियाहरूमा आन्तरिक जीवनबाट जुन छान्नुपर्ने व्यक्तिहरू त्यसमा पनि राम्रो व्यक्ति परोस्, जनताको बीचमा लोकप्रिय मान्छे परोस्, लोकप्रिय उम्मेद्वार परोस् भन्ने यी सबै कुराहरूमा तल ग्राउन्ड लेभलबाटै खास गरी हाम्रो प्रदेशको जुन समिति छ, यो चाहिँ प्रदेश समिति अनि क्षेत्रीय समिति, जिल्ला समिति हुँदै फेरि यो चाहिँ प्रदेशको जुन 7 वटा प्रदेशबाट सिफारिस भएर केन्द्रमा जुन लिस्टहरू आएको छ त्यस लिस्टको आधारमा अहिले उम्मेद्वार चयनको एउटा प्रक्रियामा घनीभूत छलफल भइरहेको छ। त्यसमा हाम्रो पूर्व पदाधिकारीहरू र अहिले बहालवाला पदाधिकारी र त्यसमा अरू एक दुईजनाहरू नेताहरू समेत बसेर एउटा वृहत छलफलबाट एउटा उम्मेद्वारी चयनको एउटा प्रक्रिया सुरु भइरहेको छ। यही प्रक्रियाबाट अहिले काङ्ग्रेस अगाडि बढ़िरहेको छ।
1: हजुर, एकातिर सीट बाँडफाँडको कुरा, अर्कोतिर आन्तरिक तयारी घोषणा पत्रको, यो त तयारी एकातिर भयो, अर्कोतिर अब यसका लागि भोट माग्न मतदातालाई पनि तयार पार्नु पर्यो होइन नेपाली काँग्रेसले। जनताको माझमा चाहिँ कसरी गइराख्नु भएको छ?
3: जनताको माझमा यही बीचमा हामीले जनतासँग नेपाली काँग्रेस भन्ने एउटा कार्यक्रम, देशव्यापी कार्यक्रम नेपाली काँग्रेसको केन्द्रीय समितिले निर्णय गरेर केन्द्रीय सदस्यहरूलाई विभिन्न जिल्लाहरूमा खटाएको थियो र त्यो एउटा पहिलो चरणको कार्यक्रम सकिएको छ। अब दोस्रो चरणको कार्यक्रम हामी यो उम्मेद्वारीको चाहिँ एउटा प्रक्रिया अगाडि बढ्दै जाँदा दोस्रो चरणको कार्यक्रम हामी गर्छौँ र त्यसपछि उम्मेद्वारी को मनोनयन सँगसँगै हाम्रो तेस्रो चरणको कार्यक्रम सुरु हुन्छ। भनेको मतलब हामी स्थानीय तहको चुनावबाट भर्खरै त्यसबाट निर्वाचित भएर आएका साथीहरू पनि अहिले आफ्नो कार्यक्षेत्रमा खटिरहनु भएको छ। उहाँहरू पनि एक लेभलमा अहिले आफ्नो ओडामा आफ्नो पालिकामा क्रियाशील भएर काम गरिरहनु भएको छ। उहाँहरू मार्फत जनतासँग जोडिने काम पनि एकातिर भइरहेको छ। पार्टीका स्थानीय तहका हाम्रो बुथ मतलब हुन्छ नि टोल समितिदेखि हाम्रो वडा समिति अनि हाम्रा जति पनि संरचनाहरू छन् ती सबै संरचनाहरू प्रत्येक दिन आम मतदाताहरूसँग आम नागरिकसँग जोडिने उहाँहरूका दैनिक चाहिँ गाह्रो साँग्रोमा अप्ठ्यारोमा त्यसमा उस गर्ने सहकार्य गर्ने यी कामहरूमा तल्लो तहदेखि नै एउटा काम भइरहेको छ। त्यसले जनतासँग जोड्ने कुरामा यो जनतासँग यो ग्याप हुने आम नागरिकसँग ग्याप हुने कुराहरूमा पार्टीले या पुनः भन्दा पनि प्रत्येक दिन जोड्ने कुराहरूमा पार्टीले पार्टीका संरचनाहरूलाई परिचालित गरिरहेको छ। ती संरचनाहरूमा आम नागरिक जोडिरहनु भएको छ। त्यो जोडिएकै कुराको आधारमा पनि हामीले अस्ति भर्खरै मात्र सम्पन्न स्थानीय तहको निर्वाचनमा हामी सबभन्दा ठूलो दलको रूपमा स्थापित भएका छौँ र सबभन्दा ठूलो दलको रूपमा जाँदै गर्दा त्यसलाई नै कायम राख्ने एउटा चुनौती पनि छ। अब यो संघीय निर्वाचनमा प्रदेशको निर्वाचनमा त्यो चुनौतीलाई सामना गर्न आम नागरिकसँग एकाकार भएर नै अगाडि जाने गरी हाम्रा क्रियाकलापहरू तल्लो तहसँग जोड्ने गरी नै अगाडि बढिरहेको छ।
1: हजुर, जनताको माझमा गइराख्दाखेरि यहाँको यो पटक 2079 सालको चुनावमा चाहिँ नयाँ मुद्दा चाहिँ के बनाउनु भएको छ? जनताको माझमा जाने कस्ता कस्ता मुद्दाहरू विशेष गरेर अगाडि लैजानु भएको छ?
3: वास्तवमा मुद्दाको सन्दर्भमा भनियो भने यो स्थानीय तहको चुनाव होइन। स्थानीय तहमा स्थानीय मुद्दाहरू प्राथमिक र सघन रूपमा आउँछन्। यो देशभरि मतलब नेपाली काँग्रेसले कस्तो खालको एजेन्डाहरू लिएर जान्छ, कस्तो खालका मुद्दाहरूलाई समेट्छ, कस्तो खालका चाहिँ विचारहरूलाई लिएर जान्छ भन्ने सन्दर्भ हेर्यो भने हामी विचारको सन्दर्भमा हामी पहिलेदेखि प्रश्न नै छौँ। हाम्रो स्थापना कालदेखि नै हामीले जुन विचारहरूलाई बोकेर आएको छौँ त्यही विचारहरूकै वरिपरि नै हामी छौँ। संगठनको सन्दर्भमा हामी त्यही ढङ्गले परिचालित छौँ। देशभरि हाम्रो संगठन परिचालित छ र आफ्ना विचारहरूलाई त्यही संगठनका संरचनाहरू मार्फत हामी तल्लो तहसम्म लिएर गइरहेका छौँ। अहिले मुख्य कुरा नेतृत्वको विषय पनि छ र सँगसँगै हामीले यो बीचमा देशकोमा एउटा आर्थिक अवस्था अहिले विश्वव्यापी रूपमा आर्थिक अवस्था जुन किसिमले एक खालको तल झरेको अवस्था पनि छ। यसले गर्दा आम नागरिकलाई खास गरी आम नागरिक जो आफ्नो रोजीरोटीका लागि पनि हरेक दिन सङ्घर्ष गर्नुपर्ने अवस्था छ। आजको दिनमा तपाईँले अस्ति मात्र एउटा समाचारमा देखिरहनु भएको थियो अहिलेसम्मकै सबभन्दा त्यो ठुलो रेकर्ड छ। एक दिनमा 2800 व्यक्ति देश छोडेर विदेश जानु पर्यो। दिनमा देशभित्र रहेका नागरिकहरूलाई कसरी यो देशभित्र एउटा कामको अवस्था सिर्जना गर्ने र कामको अवस्था देशभित्र सिर्जना हुने कुरा एउटा छ भने अर्कोतिर एउटा बाध्य भएर जाने अथवा चाहिँ अर्को एउटा राम्रो अवसर पाएर जाने दुईटा कुरा छ। विदेश जाने सन्दर्भमा एउटा राम्रो अवसर पाएको सन्दर्भमा अमेरिकाका मान्छे चाइना आएर काम गरेका छन्, चाइनाका मान्छे ग्लोबल्ली धेरै देशहरूमा गएर काम गरेका छन्, त्यो अवसरको खोजीमा अथवा त्यहाँ राम्रो अवसरको खोजीमा त्यहाँ पुगिरहेका छन्। कतिपय बाध्य भएर आज हाम्रो सन्दर्भबाट भन्ने हो भने धेरैजसो बाध्य भएर यहाँभित्र रोजगारीको अवस्था सिर्जना नहुन यहाँको आर्थिक अवस्थाको कमजोरीका कारणले धेरै मान्छे बाध्य भएर गएका छन्। त्यो बाध्य भएर जाने आम नागरिक जो हाम्रा दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ उहाँहरूलाई त्यहाँ जाँदै गर्दा पनि कसरी एउटा राम्रो काम गर्ने वातावरण त्यहाँको हाम्रो नेपाली जसको एउटा चाहिँ इमानका साथ काम गरिरहेको छ इमानका साथ काम गर्दा पनि उहाँहरूलाई त्यो अनुसारको राम्रोसँग पेमेन्ट भइरहेको छैन, राम्रोसँग उहाँहरूको सेवा सुविधा दिइरहेको छैन, हरेक दिन यहाँ एयरपोर्टबाट हाम्रा शवहरू आइरहेका छन्। उहाँहरूले काम गर्ने राम्रो वातावरण नहुँदा एउटा आफ्नो जीवन यसरी पराईको मुलुकमा गुमाउनु परेको छ भने चाहिँ त्यो सन्दर्भमा हामीले कसरी काम गर्न सक्छौँ? बाहिर रहेका आम जो श्रमिकको रूपमा जानुभएको छ उहाँहरू कसरी यसमा उहाँहरूको राम्रो काम गर्ने वातावरणमा कसरी काम गर्छ? हाम्रो बाहिर रहेको उसहरू जति पनि हाम्रा दूतावासहरू छ, नियोगहरू छ, उनीहरू मार्फत कसरी यसमा ती देशहरूसँग समन्वय गरेर काम गर्न सक्छ? एउटा यो बडो गम्भीर विषय छ किनभने आज जतिसुकै देशभित्र कुरा गर्ने बाहिर रहेको आम नागरिकहरूको सङ्ख्या यति ठुलो छ, त्यसलाई सुरुमै हामीले सम्बोधन गर्न सकेन भने हाम्रो जति पनि प्रयास छ त्यो अर्थपूर्ण हुँदैन भन्ने हामीलाई एउटा लागिरहेको छ। अर्को अहिले आयात प्रतिस्थापन गर्नुपर्ने अर्को ठुलो चुनौती छ, आयातलाई घटाउनु पर्ने अवस्था छ किनभने हाम्रो यो सञ्चित विदेशी मुद्राको सञ्चित नै हेर्यो भने हाम्रो अर्थतन्त्रको जुन अवस्थामाथि जानुपर्ने हो त्यो जान सकिरहेको छैन। आयात यति धेरै आयात भइरहेको छ, हाम्रो आम नागरिकहरू जो यहाँभित्र चाहिँ रोजगारी सिर्जना नहुँदा यहाँको राम्रो अवस्था नदेख्दै गर्दा उहाँहरू विदेश जानु परिरहेको छ। त्यो विदेश जाँदै गर्दा हाम्रो यहाँ चाहिँ यहाँ आएर विदेशी छु हेरौँ न इन्डियातिरबाट हामी बिहारको यता युपीको थुप्रै ठाउँबाट मान्छे आएर यहाँ काम गर्नुपर्छ। यहाँको अहिले तपाईँको हेर्नुहुन्छ भने यो उसको के अरे प्राविधिक क्षेत्रमा काम गर्ने मान्छेहरू पनि अहिले उसहरू श्रमिकहरू पनि धेरै ठाउँमा भारतबाट अरू देशबाट आएर काम गरेको छ। मतलब यो एउटा बाहिरबाट आउने जुन काम छ र यहाँ हाम्रो चाहिँ जनशक्ति नहुँदै गर्दा कतिपय ठाउँहरूमा हाम्रा कृषि जन्ने खेतीयोगी उसहरू पनि बाँझो भइरहेको छ, हामी त्यहाँ उत्पादन हुन सकिरहेको छ भनेको यसले हाम्रो हामी कृषि प्रधान देश भने पनि आजको दिनमा हेर्नुहोस् त चामल हामी कति ल्याइरहेका छौँ, गहुँ कति ल्याइरहेका छौँ, हामीलाई खानेकुराको हामी आफै आज परनिर्भर हुने अवस्था छ भनेको यो आयात प्रतिस्थापन भन्ने हाम्रो सरकारले अथवा पार्टीहरूले जे जे भने पनि जबसम्म हामी हाम्रो कृषिजन्य खेतीयोग्य भूमिलाई हामीले सबै त्यहाँ खेती गर्न सक्दैनौँ, त्यो खेती पनि व्यावसायिक ढङ्गले त्यसमा चाहिँ अलिकत राम्रोसँग चाहिँ परम्परागत रूपमा भन्दा पनि अलिकत यसको चाहिँ उत्पादन बढी हुने ढङ्गले हामी काम गर्न सक्दैनौँ। हाम्रो आयात प्रतिस्थापन खास गरी कृषिकै आयात प्रतिस्थापन गर्ने कुरा पनि हाम्रो त्यो सोरै कल्पना मात्र हो, त्यसैले यो सन्दर्भमा पनि हामीले एउटा काम गर्नुपर्नेछ। अर्को यो यसलाई पार्टीले एउटा चाहिँ घोषणा पत्र सहित अरू हाम्रो एजेन्डा बनाएर जानुपर्नेछ। अर्को यो निर्यात बढाउनु पर्ने, जस्तो निर्यात जाने हाम्रा उद्योगहरू हाम्रा एकदम कमजोर छन्, हाम्रा हामी कस्तो भइदियो भने हामी एउटा कृषि प्रधान अर्थतन्त्रबाट हामी एउटा उत्पादनमूलक यो उद्योगबाट सहरीकरणतर्फ जानु पर्ने ठाउँमा हाम्रो औद्योगिक चरणमा हाम्रो पारे नगरिकन हामीले सहरीकरणतर्फ गयौँ भनेको यो बिचमा हामीले हेर्दा हेर्दै अघिल्लो रात सुतेको ठाउँमा हामी सुतिरहेको थियौँ, भोलिपल्ट हेर्दै गर्दा त्यो वरिपरि पुरै सहर भएको जस्तो आज तपाईँ काठमाडौँ उपत्यका अथवा जहाँ पनि तपाईँ नयाँ सहरहरू देखिरहनु भएको छ त्यो सहरहरू त्यसरी बनेका छन्। तर हाम्रो एउटा औद्योगिक चरणबाट हामी पार नगर्दै गर्दा हामी सहरीकरणतर्फ गयौँ भनेको यसले पनि हाम्रो एउटा समस्या सिर्जन गर्छ। त्यसैले यो खालको निर्यात जन्ने उद्योगहरू चाहिँ हामीले बढाउन त्यसमा हाम्रा कुटीर उद्योगहरू हुन सक्छन्, घरेलु उद्योग घरेलु उत्पादनहरू बढाउनेदेखि अरू के हामी गर्न सक्छौँ जसको हाम्रो आफ्नो मौलिक विशेषताहरू छ ती ती विशेषताहरू सहितका निर्यात उद्योगलाई बढाउनु पर्छ। अर्को छ भने अर्को हाम्रो सबभन्दा मुख्य कुरा भने आज निर्यातमा हामीले हेरौँ हाइड्रोबाट हाम्रो जुन खालको यो पछिल्ला केही महिनामा तपाईँले हामीले यो नेपाल के अरे यो उसको विद्युत प्राधिकरणले जसरी यो विद्युत निर्यातलाई एक खालको जोड्यो त्यसले हाम्रो अहिले यो व्यापार घाटालाई पनि काहीँ न काहीँ कम गरेको छ। हामीले पेट्रोलियम पदार्थमा जुन हामीले उता तिर्दै आएका थियौँ त्यसलाई थोरै भए पनि हाम्रो व्यापार घाटालाई भारतसँगको व्यापार घाटालाई घटाउने कुरा नि यसले काम गर्छ भनेको हाइड्रो आजको दिनमा हाम्रो सबभन्दा ठुलो चाहिँ यो सम्पत्ति रहेछ नि त, हामीले व्यापारको एउटा ठुलो वस्तु रहेछ नि त, त्यसैले यो यसको उत्पादन सँगसँगै यसको चाहिँ निर्यात र यहीँभित्र पनि उत्पादन गर्ने यहाँ उत्पादित बिजुलीलाई हामीले यहीँ उपभोग गर्दै गर्दा हामीले जुन यो फोसिल फ्युलहरू छ जो खास गरी यो पेट्रोलियम पदार्थको आयात घटाउन सक्यो भने पनि यसको ठुलो योगदान नै पर्यटन सबभन्दा ठुलो हाम्रो विदेशी मुद्राको एउटा सबभन्दा ठुलो भरपर्दो आधार भनेको पर्यटन छ। अर्को विदेशी मुद्राको आधार अहिले हामीले रेमिटेन्स जो श्रमिकहरू जो बाहिर जानुभएको छ उहाँहरूबाट आउनेछ भनेको पर्यटनबाट हाम्रो यहाँ रोजगारी सिर्जना गर्ने कुरा यहाँको वैदेशिक मुद्राको आर्जन गर्ने कुरा यी सबै कुराको सन्दर्भमा हामी कसरी काम गर्न सक्छौँ देशभित्रै रोजगारी बढाउने बाहिर गएका रोजगारदाताहरूलाई के रोजगारमा जानुभएकाहरूलाई यो चाहिँ अलि दक्ष जनशक्तिको रूपमा पठाएर अहिले खालि हामी श्रमिकहरू खास उस गरेर पठाउँदै गर्दा यो होइन उहाँहरूको चाहिँ दक्षता जुन ढङ्गले हुनुपर्थ्यो त्यो दक्षता नहुँदै गर्दा जति रेमिटेन्स आउनु त्यो रेमिटेन्सको मात्रा पनि घटिरहेको छ, बढ्न सकिरहेको छैन।
1: यहाँहरूले यी मुद्दा लिएर जनताको माझ गइराख्दा यी मुद्दा नयाँ हुन् जस्तो त लागेन। पहिले पनि तपाईँहरूले होइन विभिन्न किसिमका चुनावमा पनि युवालाई हामीले स्वरोजगार गर्नुपर्छ, आफ्नै देशमा रोक्नुपर्छ भन्ने किसिमका जहिले पनि यस्तै मुद्दाहरू लिएर जानुहुन्छ, तर कार्यान्वयनमा चाहिँ कहिले लागू भएको पाइँदैन, धेरैको गुनासो पनि यही छ।
3: होइन, कार्यान्वयनमा कमी कमजोरी भएको छ, त्यसलाई स्वीकारेर जानुपर्छ, किनभने हाम्रा काम गर्ने सोचमा कतिपय हाम्रा चाहिँ जुन प्रतिबद्धता हामी देख्दैनौँ। कार्यान्वयन तहमा पुग्दै गर्दा कतिपय हाम्रै सरकारमा गएका कतिपय मन्त्रीहरू, कतिपय चाहिँ नेतृत्व तहमा रहेका उहाँहरूले पनि एउटा राम्रो काम गरेको पनि हामी पाउँछौँ, होइन, तर त्यति हुँदाहुँदै पनि आम जति पनि नेतृत्वमा रहेर एउटा चाहिँ कार्यान्वयन तहमा पुगेका व्यक्तिहरूबाट कार्यान्वयन सही ढङ्गमा नहुँदै गर्दा आम असन्तुष्टि बढ्नु स्वाभाविक हो। यसमा तपाईँ आम नागरिकको तहमा हेर्दै गर्दा अहिले यो अन्तर्वार्ता सकिएपछि अथवा अन्तर्वार्ता हुनु अगाडि तपाईँ एउटा आम नागरिक भएर सोच्दै गर्दा म पनि त्यही लाइनमा आफूलाई उभिएर हेर्दै गर्दा म आफै पनि सन्तुष्ट हुने अवस्था छैन। यो कार्यान्वयनको तहमा हाम्रो कमजोरी हामीले स्वीकार्नै पर्छ। त्यो कार्यान्वयनको तहमा खास गरी मूल हाम्रो सफा भएन भने, मूल नेतृत्व तपाईँको त्यही ढङ्गले अगाडि बढेन भने, त्यही ढङ्गले उसले कमिटमेन्टका साथ अगाडि बढेन भने तल त्यस कार्यान्वयन तहमा ठुलो कमजोरी हुँदो रहेछ, त्यहाँ ग्याप हुँदो रहेछ भन्ने कुरा यो बुझाइ छ। त्यसैले पनि अहिले एउटा भन्नुहोस् न, तपाईँ आज हेर्नुहोस् काठमाडौँ महानगरपालिकामा अहिले त्यहाँभित्रको मूल नेतृत्व महानगरको मेयर अगाडि बढ्दै जाँदा तपाईँ उनले राम्रो काम गरिरहेको, उनले अगाडि बढेको कुरामा उनले राम्रो काम गरिरहेको छ भन्दै गर्दा आम नागरिकको हेर्नुहोस् त तपाईँको कसरी सपोर्ट पाएको देख्नुहुन्छ, कति कति सपोर्ट छ भनेको, यो सपोर्ट आम नागरिकको तहबाट जुनसुकै नेतृत्व जुन ठाउँमा गरे पनि त्यसको सपोर्ट हुन्छ भनेको धरानको अर्को हेर्नुहोस् त, अहिले हामी सोसियल मिडियादेखि सबैतिर मिडियाहरूमा हामी उहाँहरू स्वतन्त्रबाट निर्वाचित भएर आउनुभएको छ, हामी पार्टीमा इन्भल्भ छौँ, तर एउटा हाम्रो उमेर समूहको मान्छे आज त्यो ठाउँमा काम गरिरहँदाखेरि हामीलाई आफैलाई पनि खुसी लाग्छ, भनेको यो खालको सोच हामी उहाँहरूको काम हामी सपोर्ट गर्नुपर्छ। यस्तै काम भोलि हाम्रै पार्टीभित्रबाट अरू दलहरूबाट पनि यी खालका कामहरू गर्ने साथीहरू आफ्नो ठाउँमा पुग्दै गर्दा त्यस्ता साथीहरूलाई बल पुर्याउनु पनि हाम्रो दायित्व हो, त्यहाँ बल पनि पुर्याउनु सबैले त्यो खालको गर्यो भने।
1: यहाँले भन्नुभएको ठाउँमा मैले जोड्न खोजेँ, यहाँले युवाले गर्न सक्नुहुन्छ, युवाले राम्रो काम गर्छ भन्ने कुरा यहाँले गर्न खोज्नुभयो, तर तपाईँको पार्टीभित्रकै कुराकानी हेर्दा पनि अहिले समग्र गतिविधि हेर्दा अहिले पनि उम्मेद्वारको रूपमा युवालाई अगाडि सारेको पाइँदैन, अझै पनि जो पहिलेदेखि अनुहार र होइन पुरानै अनुहार दोहोरिने किसिमको हामीले देखिरहेका छौं। यहाँ युवा पनि युवा नेता पनि हो, युवाहरूलाई अगाडि नेतृत्वमा ल्याउनको लागि यहाँहरूले आफ्नै पार्टीलाई आफ्नै पार्टीभित्र चाहिँ कसरी दबाब दिइराख्नु भएको छ?
3: अहिले खास गरी जुन हाम्रो प्रदेश हुँदै यो क्षेत्रभित्रको नि प्रदेशको जुन समिति छ, कार्य समिति छ प्रदेशको, त्यसपछि यो क्षेत्रीय कार्य समिति सङ्घको क्षेत्रीय कार्य समिति, त्यो हुँदै जिल्ला कार्य समिति प्रदेश हुँदै आएका अनेक उसहरू छन्, सिफारिसहरू छन्, ती सिफारिसहरूमा युवाहरूको संख्या र उपस्थिति उल्लेख्य छ। तिनै युवाहरू मध्येबाट जस्तो अहिले हेर्नुहोस् नेपाली काङ्ग्रेसको केन्द्रीय कार्य समितिमा पनि उल्लेख्य युवाहरूको उपस्थिति छ, यहाँ कुनै एज बार लगाएर त्यसको चाहिँ यो कोटाभित्र निर्वाचित भएर आएको होइन, युवाहरूको संख्या आम जस्तो हाम्रो 9 लाखभन्दा बढी सक्रिय कार्यकर्ता रहेको नेपाली काङ्ग्रेसमा 40%भन्दा बढी युवाहरूको उपस्थिति छ, सक्रिय सदस्य भनेको यो उपस्थितिबाट आज तपाईँको प्रत्येक हाम्रो तहमा युवाहरूको संख्या छ। त्यसै गरी हामी केन्द्र समिति पनि तिनै उसको प्रतिनिधित्व गर्दै हामी त्यहाँ पुगेका छौँ, भनेको हामीले त्यहाँ यसपटक यद्यपि तपाईँले भन्नु होला यो टिकट वितरणको अन्तिम निर्णय गर्ने ठाउँमा त्यो जुन अहिले हाम्रो संसदीय बोर्ड त बनेन, तर बहालवाला पदाधिकारी पूर्व पदाधिकारीलाई हेर्ने हो भने त्यहाँ पनि केही युवा हाम्रा पदाधिकारीहरू हुनुहुन्छ, उहाँहरूले पनि यो विषयमा लडिरहनु भएको छ। यसपटक हामीलाई के लाग्छ भने हामीले पब्लिकमा हुन्छ नि देखाउन मिल्ने अनुहार, युवाहरूको अनुहार तपाईँले उल्लेख्य रूपमा पाउनुहुन्छ भने हामी हामीलाई विश्वास छ र उहाँहरूले पनि हामीलाई विश्वास, यो विश्वास फेरि के हो भने हामीलाई दिलाउनु भनेको आम मतदाता आम नागरिकलाई पनि दिलाउनु, तर यदि त्यो कार्यान्वयन भएन भने उहाँहरूले त्यो कार्यान्वयन गर्नु भएन भने युवाहरूको उपस्थिति त्यही ढङ्गले बढाउनु भएन भने यसले यो एउटा पुस्तालाई पनि धोका हुन्छ। त्यसकारणले पनि हामी हाम्रो नेतृत्वलाई पनि यो कुरामा झकझकाइरहेका छौँ, नेतृत्वलाई यो कुरा बुझाइरहेका छौँ, नेतृत्वले यो कुरा बुझेन भने र अहिलेको यो स्पिडलाई जुन स्पिरिट पनि छ त्यो दुइटैलाई मतदाई नेतृत्वले बुझेन भने यसको जवाफ कहाँबाट आउँछ भन्दाखेरि आम मतदाताले आफ्नो ब्यालेटबाट आफ्नो मतपत्र मार्फत व्यक्त गर्दै गर्दा त्यो हाम्रो विरुद्धमा हुन सक्छ, हाम्रो विरुद्धमा नै हुन सक्छ भन्ने कुरामा स्वयं नेतृत्वले पनि यसबाट त्यो समीक्षा गर्नुपर्नेछ, अहिलेबाट नै यसको मूल्याङ्कन गर्नु जरुरी छ र यसको आकलन गरेर नै यसमा निर्णय गर्नुपर्छ भनेर हामी भनिरहेका छौँ। हामीलाई आशा छ उहाँहरू यसमा त्यही ढङ्गले लाग्नु।
1: हजुर, अब हामी केही साथीहरूको प्रश्न जिज्ञासा लिन्छौ। अब दैलेखबाट पुष्कर थापा हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। पुष्करजी हेलो, दैलेखबाट हुनुहुन्थ्यो हाम्रो टेलिफोन सम्पर्कमा, उहाँले चाहिँ प्रश्न राख्नको लागि आउनुभएको थियो, उहाँसँगको टेलिफोन सम्पर्क विच्छेद भएको छ। तिलक अधिकारी चितवनबाट हुनुहुन्छ। हेलो तिलकजी।
4: हजुर नमस्कार।
1: नमस्कार, यहाँको प्रश्न अथवा जिज्ञासा के छ हाम्रो अतिथिलाई?
4: उहाँलाई अतिथिजीलाई पनि मेरो नमस्कार। मेरो प्रश्न के छ भने, अब भरै भन्नुभयो यो ठुलो पार्टी भनेर, उहाँले ठुलो पार्टी भइकन पनि यसले जनतामा आफ्नो पहिचान किन सकेन र यसले, अनि यो पार्टीले आफ्नो इमान्दारी जो वर्षौँदेखि पार्टीको लागि त्यागी भएर बसेका छन् तिनीहरूले टिकट नपाउने, खालि समाजमा अलिकति विकृति फैलाउने, राम्रा कामहरू गर्ने त्यस्ता व्यक्तिहरूले मात्रै टिकट पाउने, र अर्को कुरो यसले खालि हाई लेभलको पार्टीहरू, हाई लेभलका मान्छेहरूलाई मात्रै यसले अँगाल्न थाल्यो, अनि ग्रास लेभल लो लेभलका मान्छेहरूलाई यसले किन अँगाल्न सकेन, यसको सर्वसाधारणले बुझ्ने तरिकाबाट भनिदिनुहोस्। हस्
1: नमस्कार। थ्याङ्क यू। हजुर के भन्नुहुन्छ उहाँको प्रश्नमा, यहाँको उत्तर?
3: तिलकजीलाई धेरै धेरै धन्यवाद आफ्नो टिप्पणीका लागि। वास्तवमा आम नागरिकहरूको बिचमा, खास गरी अहिले तपाईँले जुन ग्रास रुट हुनुभयो, खास गरी भूमितामा काम गरिरहेका आम नागरिकहरू, आम मतदाताहरू र आम कार्यकर्ताहरू, उहाँहरूको भावनालाई समेट्ने र उहाँहरूको भावनाको पनि प्रतिनिधित्व हुने गरी नै काम गर्नुपर्छ। त्यो कुरा यदि हामी पार्टी सञ्चालन गर्ने क्रममा तपाईँ त्यो तहको नागरिकहरूलाई हामीले बिर्सिँदै गयौँ र तपाईँ भुइँतको मान्छेलाई बिर्सिँदै जाने र त्यही सुकिला मुकिलाहरूको मात्रै कुरा सुनिने भन्ने बुझाइ आम मतदाताको बिचमा, आम नागरिकको बिचमा भयो भने पनि त्यो एउटा ठुलो विडम्बना हुन्छ पार्टीको लागि। त्यो बेलामा पार्टी भुइँतको नभएर भुइँफुट्टाको हुन सक्छ। त्यसैले यसतर्फ पार्टी नेतृत्वले सोच्नुपर्छ। यो कुराको सन्दर्भमा विवेक कोइरालाले कुनै समयमा भन्नुभएको थियो, यस्ता यही सन्दर्भको वरिपरि रहेर, खास गरी हामीले बिपी कोइरालाले त्यो सन्दर्भमा पार्टीहरूको ग्रो हुँदै जाँदा यो बेलामा त्यस्ता सुकिला मुकेराहरू कब्जा गर्न सक्छन्, त्यस बेलामा पार्टीको आम कार्यकर्ताहरूले नै यो पार्टीलाई बचाउनु पर्छ भन्ने सन्दर्भ जुन कुरा राख्नुभएको थियो, तेलजीले भन्नुभएको कुरा, यो प्रत्येक तहमा यो कुराहरू, यी प्रश्नहरू, यी प्रश्नहरूले फेरि मान्छेलाई जवाफदेही बनाउँछ, प्रश्नहरूले नै मान्छे यो नेतृत्व तहमा रहेकाहरूलाई यसबाट विचार गर्ने लेभलमा पुर्याउँछ र प्रत्येक निर्णयहरूमा, किनभने पार्टी भनेको फेरि पनि सबै वर्ग समुदाय अट्ने ठाउँ भावनाले, सबै ठाउँमा हामी एक्सक्लुड गरेर कम्प्लिटली, कोही एउटा अर्को वर्गको मान्छे छ, कोही धनी छ, कोही निम्न मध्यम वर्गको छ, कोही गरिब होला, तर हामी निम्न मध्यम वर्गको मात्रै भनेर धनीलाई छोड्ने पनि होइन, धनीलाई लिएर सबै निम्न मध्यम वर्ग र गरिबहरूको त्यो अथवा मध्यम वर्गको त्यसलाई छोड्ने पनि होइन, तर सबैको एउटा अट्ने त्यो ठाउँ चाहिँ, त्यो प्लेटफर्म चाहिँ पार्टी हुनुपर्छ भन्ने ढङ्गले हामीले काम गर्नुपर्छ। कसैलाई काखा, कसैलाई पाखा, कसैलाई अलिकति राम्रो यसको चाहिँ खर्च गर्न सक्छ, यसको धन छ, यसको बल छ भन्ने ढङ्गले हेर्ने हो भने चाहिँ त्यो पार्टी फेरि बिस्तारै बिस्तारै त्यो अलिकति आम नागरिकको तहबाट बाहिरिन सक्छ, आम नागरिक भन्दा टाढिन सक्छ। त्यसतर्फ चाहिँ हाम्रो पार्टी नेतृत्वले, हामीहरू सबैले त्यसमा ध्यान दिनुपर्छ। फेरि पनि तिलकजीलाई आफ्नो
1: हस्। फेरि हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ अछामबाट उषा ढुङ्गाना। उषाजी
5: हजुर नमस्कार।
1: नमस्कार।
3: नमस्कार
5: हजुर, मेरो प्रश्न
1: अछामबाट उषा ढुङ्गाना हुनुहुन्थ्यो, उहाँले प्रश्न राख्न नपाउँदै उहाँसँगको सम्पर्क विच्छेद भएको छ। त्यसै गरेर दैलेखबाट पुष्कर थापा हुनुहुन्छ। पुष्करजी हेलो। पुष्करजी नमस्कार, उहाँसँग पनि कुराकानी हुन सकेन। फेरि हाम्रो टेलिफोन सम्पर्कमा भोजकुमारी नेउपाने हुनुहुन्छ चितवनबाटै। हेलो नमस्कार।
6: हजुर हजुर नमस्कार।
1: हजुर, यहाँको चाहिँ प्रश्न जिज्ञासा के छ?
6: सर्वप्रथम त आजको अतिथिलाई मेरो तर्फबाट नमस्कार।
3: नमस्कार।
6: मेरो चाहिँ एकदम छोटकरीमा प्रश्न छ। अब काङ्ग्रेस, नेपाली काङ्ग्रेसलाई सायदै नेपालमा चाहिँ अब 2007 सालदेखि नै अति लोकप्रियता हासिल गरेको पार्टी हो, यसमा चाहिँ द्विमत छैन होइन, हुँदाहुँदै पनि पार्टीले चाहिँ त्यति धेरै ठुलो प्रगति गरेर जनतालाई दिनपर्ने जुन किसिमका सेवा सुविधा अथवा जुन जनतालाई चाहिँ जुन किसिमको भरोसाको केन्द्र रहनुपर्ने हो त्यो त्योतर्फ चाहिँ नेपाली काङ्ग्रेसले त्यति धेरै ध्यान आकृष्ट गरेको देखिँदैन। चुनावको बेलामा चाहिँ त्यो नयाँ नयाँ किसिमका घोषणा पत्रहरूमा चाहिँ नयाँ नयाँ कुराहरू ल्याइदिने तर कार्यान्वयनको पक्ष अत्यन्तै शीतल भएको अवस्थामा चाहिँ मेरो दुईवटा तिनवटा प्रश्न मात्रै छ हजुरलाई चाहिँ। एउटा चाहिँ अहिलेको निर्वाचन सङ्घ र प्रदेशमा महिलाहरूको प्रतिनिधित्व कति रहन्छ त्यसको एक्ज्याक्ट डाटा चाहियो होइन एउटा प्रश्न। अर्को चाहिँ दलित अपाङ्गहरूको पनि त्यहाँ चाहिँ प्रतिनिधित्व हुनुपर्ने पर्सेन्ट कति राख्नुभयो हुन त गठबन्धनको आधार पनि तयार होला त्यसमा चाहिँ तपाईँहरूको छलफलको कुरा के रहन्छ होइन। अर्कोतर्फ कार्यान्वयनको पक्ष कस्तो रहन्छ ती तिनवटा प्रश्नको मलाई जवाफ चाहियो।
1: हुन्छ हस् धन्यवाद। हामी फेरि अर्को साथीको जिज्ञासा लिएर पनि हामी समग्रमा उत्तर खोज्नेछौँ उहाँसँग। सिद्धराज बिके हुनुहुन्छ डोटीबाट। सिद्धराजजी नमस्कार, यहाँको प्रश्न जिज्ञासा के छ?
7: मेरो प्रश्न के छ भने होइन नेताहरू जतिखेर आउँछ नि चुनाव आइसकेपछि ठुला ठुला एजेन्डा लिएर आउनुहुन्छ र चिल्ला चिल्ला कुराहरू लिएर आउनुहुन्छ र चुनाव आइसके चुनाव भइसकेपछि मन्त्री सांसद भइसकेपछि जनताका कुराहरू कानमा त हाल्ने होइन कानमा सुन्ने तर काम काग कराउँदै जान्छ पिना सुन्दै जान्छ भन्ने जस्तो किन गर्छन् भन्ने हो होइन। अनि युवा आए पनि जे आए पनि जति जोगी आए पनि खाने चिरे भने जस्तो किन भइरहेको छ यो वास्तवमा मेरो भनाइ चाहिँ यो हुन।
1: हुन्छ धन्यवाद। त्यसै गरी अछामबाट उषा ढुङ्गानाजी हुनुहुन्छ। उषाजी
8: हजुर नमस्कार, अनि अतिथिज्यूलाई पनि नमस्कार।
1: हजुर यहाँको प्रश्न नमस्कार।
8: हजुर मेरो प्रश्न चाहिँ के छ, नेपालमा निर्वाचनलाई प्रजातन्त्रको चाडबाडको रूपमा लिने जुन प्रवृत्ति छ यसले कम गर्न नेपाली काङ्ग्रेस तर्फबाट के भइरहेको छ?
1: हुन्छ धन्यवाद। हामीले तीनजनाको प्रश्न लियौं। भोजकुमारीजीले भन्नुभएको थियो महिला सहभागिता के छ भनेर, उहाँले आफ्नो तीनवटा प्रश्न राख्नु भएको थियो। सबैभन्दा पहिले उहाँकै हामी प्रश्नको उत्तर सुनौ।
3: हजुर भोजकुमारीजी चितवनबाट आफ्नो प्रश्न राख्ने क्रममा महिलाहरूको अपाङ्गता दलितको विषयहरू उठाउनु भएको छ, घोषणा पत्र कार्यान्वयनको सन्दर्भ पनि उठाउनु भएको छ। खास गरी अहिले संविधान व्यवस्था गरेको जुन प्रावधान छ त्यो प्रावधान अनुसार अहिले संसदमा महिलाहरूको संख्या कति हुनुपर्ने, अपाङ्गहरू कति हुनुपर्ने, दलित कति हुनुपर्ने, आदिवासी जनजाति, मधेसी, मुस्लिम, यी सबै क्लस्टरहरूमा के कस्तो व्यवस्था हुन्छ, खसारी, यी सबैको सन्दर्भबाट एउटा तोकेको छ। त्यो तोकेको व्यवस्था अनुसार नै पार्टीले उम्मेद्वार बनाउने, उम्मेद्वार प्रत्यक्ष उम्मेद्वार बन्न नसकेको अवस्थामा महिलाहरूको संख्या संसदमा 33% कम्तीमा पुर्याउने सन्दर्भबाट नै काम भइरहेको छ। अपाङ्गहरूको सन्दर्भमा हालै संविधानको व्यवस्था र सँगसँगै हालै निर्वाचन आयोगले जारी गरेको निर्देशिका जुन फेरि पनि अपाङ्गता भएका साथीहरूको पटक पटक अहिले अभियान पनि चलाउनु भएको थियो। हिजो मात्र पनि निर्वाचन आयोगमा धरना प्रदर्शनहरू थियो, उहाँहरूले एउटा अन्डरस्ट्यान्डिङ बनेको छ। त्यो अनुसार अपाङ्गता भएकोहरूको पनि सबै प्रदेशमा कम्तीमा एकजना उपस्थिति गराउने भन्ने नै ऊ छ। त्यसै गरी यसको सन्दर्भमा पनि नेपाली काङ्ग्रेसले प्रत्येक उसबाट प्रत्येक जिल्लाहरूबाट क्षेत्रबाट अपाङ्गता भएका व्यक्तिहरूको पनि कम्तीमा एकजना एउटा जिल्लाबाट सिफारिस गराएको छ, कतिपय दुई तिनजना पनि सिफारिस गराएको छ। यो हिसाबले प्रत्येक प्रदेशमा पनि हाम्रो अपाङ्गता भएका व्यक्तिहरूको आवाज मुखरित गर्ने गरी उहाँहरूको प्रत्यो हुने गरी एकजना कम्तीमा प्रदेशमा र संसदमा कम्तीमा एकजनाको त्यो उपस्थिति हुने गरी यो व्यवस्था पनि गरिएको छ। र सँगसँगै उहाँले यो घोषणा पत्र कार्यान्वयनको सन्दर्भमा जुन कुरा सिद्धराजजीले पनि डोटीबाट उठाउनु भएको छ र दुईटै कुरालाई जोड्ने हो भने चुनावको बेलामा ठूला ठूला विषयहरू आउने, एजेन्डाहरू आउने, चुनाव जितेर गएपछि अथवा सरकारमा पुगेपछि यो कुरा बिर्सिने र यही कुरा घोषणा कार्यान्वयनको सन्दर्भमा घोषणा पत्र कार्यान्वयन अथवा प्रतिबद्धता पत्र हामीले जे भने पनि संकल्प पत्र जे भने पनि त्यसको सन्दर्भमा त्यसको कार्यान्वयन हुने कुराहरूमा जुन खालको हाम्रो कमजोरी देखिएको छ यो कमजोरीको पछाडि गएर चाहिँ दुईटा कुरा हुन्छन्। साँच्ची नै हामी आफ्नो हाम्रो आफ्नो रिसोर्स कति छ, त्यो रिसोर्स मोबिलाइजेसन गर्ने हाम्रो क्यापेसिटी कति छ, हाम्रो त्यसलाई परिचालन गर्ने छैन हाम्रो संयन्त्र कस्तो, यी सबै कुराहरूको ग्राउन्ड रियालिटी भन्छ नि त्यसको बारेमा वास्तविक हाम्रो आफ्नै आत्ममूल्याङ्कन स्व मूल्याङ्कन नगरे जसरी ठुल्ठुला कुरा गरिदिने र ठुल्ठुला कुरा गर्दैपछि यो पत्याइदिइहाल्छ, यो पत्याइदिएपछि हामीलाई भोट पनि त्यही अनुसारले ढङ्गमा सुइँसुइँ झरिहाल्छ भन्ने जुन मनोदशाबाट चाहिँ राजनीतिक दलहरूले यसअघि जसरी यो घोषणा पत्रहरू जसरी ल्याउने अथवा घोषणा पत्र केन्द्रबाट जारी भए पनि आफ्नो आफ्नो क्षेत्रमा गइसकेपछि उम्मेद्वारले जुन कुरा गरिदिने तर गरिसकेपछि पाँच वर्षसम्म कार्यान्वयनमा चाहिँ टार्दै जाने, पाँच वर्षपछि अब जेता होला म उम्मेद्वार हुँ भने फेरि अर्को बाधा के अरे बाछा गरौँ न, होइन भने अर्को आउनेलाई जे पनि गरोस् भन्ने टाइपको जुन खालको प्रवृत्ति हामीले यसअघि देख्यौँ कुराहरूलाई हामीले कार्यान्वयन गर्ने तहमा कसरी अहिलेसम्म भएका विषयहरू कसरी आएका थिए, ती विषयहरूलाई कार्यान्वयनमा कहाँ कमजोरी भएको थियो, कार्यान्वयन गर्न के गर्नु पर्दो रहेछ भन्ने सन्दर्भमा पनि हामीले स्थानीय तहको हामीले पार्टीको तर्फबाट जारी गरेको केन्द्रीय घोषणा पत्र हामीले जुन महामन्त्री गगन थापाको नेतृत्वको घोषणा पत्र मार्फत हामीले गर्थ्यौँ। यो पटक हामीले महामन्त्री विश्वप्रकाश शर्मा ज्यूको नेतृत्वमा रहेको जुन यो चाहिँ घोषणा पत्र तयारी समितिको आज सायद साँझसम्म यो जहाँ उसाउँछ यसको टिम घोषणा हुन्छ, त्यो टिमले पनि यो पटक स्थानीय तहको भन्दा अलिक फर ढङ्गले यो त राष्ट्रिय रूपमा हामी कसरी हेरिएका छौँ, हाम्रा विकासका कुराहरूमा हामीले कसरी हाम्रो धारणा के हो, हामीले उसको सन्दर्भमा यो राजनीतिक विषयमा हाम्रो धारणा के हो, विकास सन्दर्भमा हाम्रो धारणा के हो, आज विकास भन्दै गर्दा तपाईँले हाम्रो पर्यावरणलाई हामीले चाहिँ यो इन्भाइरोमेन्टलाई हामीले चाहिँ ध्यान दिन सकेनौँ भने हामी हामी आज भन्छौँ हामीले विकासको सन्दर्भ कुरा गर्दा तपाईँ हामीले बनाएका विकासका संरचनाहरू पूर्वाधारहरू सय वर्ष यसको एउटा चाहिँ उस उमेर भन्नु हो भने यसको चाहिँ अवधि भन्नु हो भने सय वर्ष यसको म्याक्सिमम् चल्ला अथवा 200 वर्ष चल्ला, 200 वर्षसम्म हामीले यो विकासका संरचनाहरू बनाउँदै गर्दा पूर्वाधार बनाउँदै गर्दा हामीले अनेक खालका प्राकृतिक दोहन गरौँला, प्रकृतिको चाहिँ लाई एक खालको चाहिँ विनाश गरेर पनि अर्को ढङ्गले तयार गरौँला, तर आज प्रकृतिमा एउटा फरक ढङ्गको जस्तो मरुभूमि भएको ठाउँमा आज हामी रुख बिरुवा रोपेर हेर्नु हेर्न सक्नुहुन्छ, तपाईँ हेर्नुहोस् मरुभूमि कतार खाडी राष्ट्रहरू हाम्रै गएका दाजुभाइ दिदीबहिनीहरूले त्यो कति देखिरहनुहुन्छ, तर आज हामी भएको त्यो प्राकृतिक संरचनालाई ध्वस्त बनाएर कहाँ ठुल्ठुला सडक ठुल्ठुला चाहिँ यो एयरपोर्ट बनाउने नाममा जुन संरचनाहरू के अरे भित्रको प्रकृतिले दिएको यो जुन उच्च वरदान छ त्यसलाई हामी विनाश गरिरहेका छौँ, तर आज सोचौँ हामी हिजोको यो पृथ्वीको उत्पत्ति भएदेखि आज पृथ्वीको उत्पत्ति भएदेखि आज सन् 2022 अथवा 2079 सालसम्म आइपुग्दा यो कति अरब वर्षको यसको इतिहास यो सन् यो आइपुग्दै गर्दा आज यो पृथ्वीको जुन हाम्रो जति वेट छ त्योभन्दा बढी वेट चाहिँ मानव निर्मित यी सामान जस्तो अहिले हामी कुरा गरिरहेको यो रेडियोको होला घरको होला टेलिभिजनको होला यी ल्यापटप होला यी यस्ता जति पनि हामीले संरचना बनाएका छौँ यी चाहिँ एयरपोर्ट अनि उसका चाहिँ पानी जहाज यस्ता यस्ता जति पनि छन् यस्ता सामानहरूको वेट चाहिँ आज पृथ्वीको वेट भन्दा बढी भइसक्यो अरे, भनेर मतलब पृथ्वीको वेट भन्दा बढी भइसक्यो, हामीले दोहन गरिरहेका छौँ, हामीले पेट्रोलियम पदार्थ निकालेका छौँ, फलाम निकालेका छौँ, सुन निकालेका छौँ, प्रकृतिबाट सब कुरा निकालिरहेका छौँ, तपाईँको चाहिँ यहाँ माटो निकालेर सिमेन्ट बनाइरहेका छौँ, ढुङ्गा फोडेर घर बनाइरहेको छौँ, यी सबै कुरा, तर हामीले हाम्रो प्रकृतिलाई हामीले बचाएर राख्न सकेनौँ भने हाम्रो यो पृथ्वी कति समयसम्म अझ जान्छ नि त, हाम्रो आउने पुस्ताहरू कति लामो समयसम्म जान्छन्, तर हामीले आज विकासका नाममा 5 वर्ष पनि हेरेका छैनौँ, हामीले बनाएका संरचनाहरू आज हेर्नुहोस् काठमाडौँमा नदी हराएको छ, काठमाडौँमा यहाँ खोला हराएको छ, भोलि यो प्रकृतिले आफ्नो स्वरूपमा फर्क्यो भने यो हालत के हुन्छ, हामीले अहिले कम्ती 50 वर्ष 100 वर्ष पछाडिको म्याक्सिमम् सोच्यौँ, तर त्यो 50 वर्ष 100 वर्ष पनि सोच्यौँ, हामीले 5 महिना 1 वर्ष 2 वर्ष 5 वर्षको मात्र सोच्यौँ, तर आजको यो सन्तान दरसन्तानहरू जो छ भोलिका उनका पनि सन्तान दरसन्तान आउँछ, तिनलाई हामीले सोचेर त्यो कार्यान्वयन गर्ने, तिनका लागि पनि हाम्रो यो पृथ्वी हो, उनका लागि पनि यो पृथ्वी हामीले छोडेर जानुपर्छ भन्ने ढङ्गले हेर्ने हो भने यो पृथ्वीलाई राम्रो ढङ्गले छोड्नका लागि अब हावादारी गफ गरेर पनि हुँदैन, आउने सन्तान दरसन्तानको भविष्यलाई हेरेर हामीले योजना बनाउनुपर्छ, योजना कार्यान्वयन गर्न त्यो हुन्छ नि खालि त्यो चाहिँ आकाशको तारा झारिदिने गफ गरेर पनि हुँदैन, त्यो सन्दर्भबाट आम नागरिकलाई भरोसा दिलाउने खालका कुरा गर्न जरुरी छ, त्यस सन्दर्भबाट पनि अहिले हामीले यो घोषणा पत्र त्यही अनुसार बनाउनुपर्छ भन्ने लागिरहेको छ, र सँगसँगै यो निर्वाचन अहिले उषाजीले भन्नुभयो यो चाडबाडकै रूपमा हामीले चाडबाडकै आसपासमा फेरि यो चुनाव पनि छ, हामी दसैँ तिहार छठ लगायतका पर्वहरू हाम्रो सकिने बित्तिकै हाम्रो चुनाव छ, यो चुनावकै यो चाडबाडकै माहौलको बिचमा चुनावी माहौल पनि आइरहेको छ, यसपालि दसैँ तिहार पनि आशीर्वाद दिने लिने क्रममा पनि यो चुनावी माहौलबाटै होला भन्ने लाग्छ, देउसी भैलो खेल्ने क्रममा पनि यसपालि धेरै जसो यही यही माहौलमै जान्छ जस्तो लागिरहेको छ, त्यसैले यो चाडबाडको माहौल

0: तपाईँहरूको पार्टीले अपाङ्गता भएका व्यक्तिहरू र ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा कार्यक्रम किन ल्याउन सकेन? मेरो चाहिँ प्रश्न यही हो। धन्यवाद।
1: हुन्छ, धन्यवाद। त्यसै गरी हामी अर्को साथीको प्रश्न लिएर अनि समग्रमा उत्तर लिने प्रयास गर्नेछौ। बागलुङबाट अनमोल खत्री हुनुहुन्छ। अनमोलजी नमस्कार।
2: हजुर नमस्कार।
1: हजुर, यहाँको प्रश्न जिज्ञासा के छ?
2: हाम्रो अतिथिज्यूलाई पनि मेरो नमस्कार।
3: नमस्कार अनमोलजी।
2: यो मेरो प्रश्न के छ भन्दा, यो जुन नेपाली काङ्ग्रेस एउटा नीति र सिद्धान्त भएको पार्टी होइन, र विशेष गरी अहिले गठबन्धन गर्नुपर्ने आवश्यकता किन देखियो? गठबन्धन गरेर एक्लै जाँदा हुन्थेन र अर्को प्रश्न के छ भन्दा, सबैलाई समानुपातिक सहभागितामा जोड दिने भन्छ नेपाली काङ्ग्रेसले। काङ्ग्रेसले पार्टीमा पनि धेरै गुटबन्दीहरू छ र गुटबन्दीलाई हटाएर एकताबद्ध भएर चुनावमा जानको लागि नेपाली काङ्ग्रेस कतिको सक्षम छ भन्ने मेरो प्रश्न।
1: हस्, धन्यवाद। सबैभन्दा पहिले हामी अनमोल खत्रीको प्रश्नको जवाफ लिन्छौँ।
3: रामलजी र अनमोलजी दुवैजनाले महत्वपूर्ण प्रश्न राख्नुभएको छ, दुवैजनालाई धन्यवाद। खास गरी अनमोलजीले राख्नुभएको प्रश्न, गठबन्धनको आवश्यकता किन पर्यो भन्नेबाट सुरु गर्नुभएको छ। वास्तवमा हामी यो गठबन्धन 2074 सालको जुन आम निर्वाचन थियो, आम निर्वाचनको बेलामा नेपाली काङ्ग्रेस दोस्रो ठूलो दलको रूपमा थियो। खास गरी नेकपा बनेपछि जुन एमाले र माओवादी मिलेर जुन गठबन्धन बनेको, त्यस हिसाबले हामी एउटा प्रतिपक्षीय भूमिकामा मात्रै थियौँ र प्रतिपक्षीय भूमिकामा आफ्नो उसहरूलाई, एजेन्डाहरूलाई स्थापित गर्दै आएका थियौँ, राख्दै आएका थियौँ। तर त्यो करिब दुई तिहाईको भार बोकेको नेकपा त्यो भारी बोकेर हिँड्न सक्ने अवस्थामा रहेन। आफूभित्रकै अन्तर्द्वन्द, त्यहाँभित्रको चाहिँ हुन्छ नि, त्यहाँभित्रको सङ्घर्ष, शक्ति सङ्घर्षको परिणाम हामी देख्यौँ र त्यो दुईटा पार्टी बनेर एउटा पार्टी, दुईटा पार्टी मिलेर एउटा पार्टी बनेको थियो, छुट्दाखेरि चारवटा पार्टी बन्ने अवस्था फेरि बन्यो। अहिले यो चारवटा पार्टी बन्दै गर्दा त्यहाँभित्रको कहीँ न कहीँ हामी देख्छौँ, जसले त्यहाँ नेतृत्व गरेको छ, नेतृत्वमा पलाएको जुन अहम भाव छ, नेतृत्वमा उत्पन्न भएको अधिनायकवादी सोच छ, त्यो अधिनायकवादको परिणाम त्यो पार्टी टुट्ने अवस्थामा पुग्यो। त्यो पार्टी टुट्दै गर्दा, टुट्ने क्रममा उहाँहरूभित्रको अन्तर सङ्घर्षको हामीलाई खास पार्टीगत हिसाबले हाम्रो त्यो चासोको विषय होइन, तर उहाँहरूको अन्तर सङ्घर्षको परिणाम हाम्रो संसदीय अभ्यास, हाम्रो लोकतन्त्र, हाम्रो यो शासन व्यवस्थामा नै पर्ने अवस्था गयो। कहीँ न कहीँ त्यो अधिनायकवादले, अधिनायकवादको सोचले संसद दुईपटक भङ्ग गर्ने, यो लोकतन्त्र नै धरापमा पर्ने अवस्था जुन सिर्जना भयो, त्यसको कारण स्वयं यो तत्कालीन नेकपामा रहेका जुन साथीहरू हुनुहुन्थ्यो, उहाँहरूको पार्टीका नेतृत्वहरू हुनुहुन्थ्यो, उहाँहरू नयाँ फेरि पुरानै पार्टी बनाएर फर्किने र उहाँहरूले नै यो गठबन्धनको नेतृत्व गरेर सरकारको नेतृत्व गर्नलाई नेपाली काङ्ग्रेसलाई गरेको आग्रहपछि वास्तवमा यो नयाँ गठबन्धन भनेको यो कुरालाई अब आफ्नो भाषामा जे जे भने पनि परिस्थिति हामी बुझेका छौँ र यही नै अवस्था हो। त्यसरी यो गठबन्धनको आवश्यकता फेरि पनि जुन परिस्थितिबाट यो गठबन्धन भनेको त्यसैलाई निरन्तरता दिने क्रममा यो गठबन्धन आजसम्म जारी छ र यो निर्वाचनसम्म होइन, निर्वाचन पछिको परिणामपछि पनि जारी रहन्छ भन्ने कुरा नेतृत्व तहले जसरी सार्वजनिक रूपमा भनिरहेको छ, त्यो हिसाबले यो गठबन्धनको आवश्यकता छ। तर यो गठबन्धन गर्दै गर्दा एक्लै पनि जान सकिँदैन थियो त भन्ने सन्दर्भ थिएन नि। नेपाली काङ्ग्रेस हिजो नेकपा एमाले र माओवादी मिल्दै गर्दा पनि एक्लै गएको हो, हामीले एक खालको हामीले परिणाम लिएर आएकै हौँ। तर हामी एक्लै जाने कुरामा अहिले पनि उस गरेको खुट्टा कमाएको अथवा डराएको अवस्था होइन, तर अहिले हामी जुन परिस्थितिबाट यो गठबन्धन बनेको थियो त्यसको आवश्यकता र औचित्य अझै नसकेको कारण हामी गठबन्धनमा छौँ भन्ने कुरा बुझ्नका लागि म अनमोलजीलाई आग्रह गर्छु र अनमोलजी मार्फत आम श्रोताहरूलाई पनि आग्रह गर्छु। उहाँले अर्को एउटा कुरा पनि गर्नुभएको छ, खास गरी पार्टीभित्र गुटबन्दी गर्ने, गुटबन्दीको कुरा गर्नुभएको छ। वास्तवमा एउटा विचारसँग जोडिएर एउटा पार्टीमा आबद्ध भइसकेपछि र पार्टीभित्रको त्यो नेतृत्व गर्ने क्रममा गुटबन्दी अथवा पार्टीभित्र समाहित भएर काम गर्ने कारण गुटबन्दी नहुनुपर्ने हो। गुटबन्दी गर्ने भने अर्को पार्टीमा गएर भइहाल्थ्यो भन्ने कुरा हेऱ्यो भने, तर एउटै घरभित्र हामी एउटै घरभित्रै रहँदै गर्दा कहिलेकाहीँ हाम्रो आफ्नै मनभित्र त कहिलेकाहीँ त्यो चाहिँ यो गरौँ कि त्यो गरौँ भन्ने अथवा यो यो बाटो ठिक होला कि त्यो बाटो ठिक होला भन्ने खालको चाहिँ हाम्रो मनभित्र पनि दुविधा उत्पन्न हुन्छ। त्यो दुविधाले कहिले हामीलाई एकतिर पुर्याउँछ, कहिले हामीलाई अर्कोतिर पुर्याउँछ। हाम्रै निर्णय हामीले आफूलाई फर्केर हेऱ्यौँ भने, हामी प्रत्येक नागरिकले हामीले गरेको त्यो कुनै निर्णय कुनै समयमा कहिलेकाहीँ त्यसमा समीक्षा गर्यो भने कहिलेकाहीँ त्यो ठिक थिएन कि भनेको जस्तो लाग्छ।

0: भनेको व्यक्तिभित्रै स्वयंका त्यस्तो हुन्छ भनेको एउटा पार्टीभित्र एउटा घरभित्रै पनि कहिलेकाहीँ हामी आफ्नो बुवाको कुरा चित्त बुझ्दा बुवातिर लाग्छ आमाको कुरा कहिले चित्त बुझ्दा आमातिर लाग्छ कहिले दाजुभाइको बिचमै कुरा दिदीबहिनीको बिचमा कुरा आउँदा कहिले यतातिर कहिले उतातिर यसलाई हामीले कुटबन्दीको रूपमा भन्दा पनि एउटा कुन त्यहाँ पार्टीको वैचारिक रूपमा हामी एक ठाउँमा उभिए पनि कुन त्यो लाइन चाहिँ ठिक छ अहिलेको सन्दर्भमा भन्ने कुन त्यो एजेन्डा चाहिँ ठिक छ भन्ने कुरा सन्दर्भमा कहिलेकाहीँ हाम्रो त्यो गुटबन्दी हुन्छ तर यो गुटबन्दी चाहिँ स्थायी हुनुहुन्न यो गुटबन्दीले चाहिँ पार्टीलाई जुन किसिमले खोक्रो बनाउँछ यसलाई एजेन्डाको हिसाबले गुटबन्दीहरू कहिले हुन्छ नेतृत्व चयन गर्ने सन्दर्भमा पनि गुटबन्दी हुन्छ तर त्यो स्थायी हुनु हुँदैन थियो
1: हजुर अब हामीसँग समय छोटो छ हामी रामबहादुरजीको प्रश्नको उत्तर लिएर विदा माग्नु पर्ने बेला हुन्छ उहाँले चाहिँ अब
0: रामबहादुरजी म धन्यवाद इन्द्र सराजी रामबहादुरजी जुन सामाजिक सुरक्षाको सन्दर्भमा कुरा उठाउनु भएको छ सामाजिक सुरक्षाको विषय आम नागरिकहरूलाई आखिर हामीले अहिले बुझेको सामाजिक सुरक्षा भनेको चाहिँ त्यो राज्यको कोषबाट पैसा दिने मात्रले सामाजिक सुरक्षाको रूपमा बुझ्नु भएन सामाजिक सुरक्षा भनेको हामीले हेर्नुहोस् 48 सालमा जब प्रजातन्त्र पुनस्थापन भयो त्यसपछि हामीले आम नागरिकहरूलाई स्वास्थ्य र शिक्षामा पहुँच पुर्याउनका लागि प्रत्येक गाउँ विकास समितिमा स्वास्थ्य चौकीको पुर्यायौँ नेपाली काङ्ग्रेसको नेतृत्वको सरकारले तपाईँको शिक्षाको प्राथमिक विद्यालयहरू पहिला पहिला कति टाढो टाढो गरेर पढ्नु त्यो शिक्षा प्रत्येक गाउँ विकास समितिमा एउटा माध्यमिक विद्यालय खोल्ने त्यसपछि त्यहाँको प्राथमिक तहको विद्यालय र टोल स्तरमा प्राथमिक विद्यालय खोल्ने कुरा त्यहाँबाट सुरु भएको त्यसपछि तपाईँको अहिले बिस्तारै कसको पालना सुरु भयो कसको पालना के भयो भन्दाखेरि पनि त्यो अहिले सामाजिक सुरक्षाको विषय जस्तो हाम्रो सामाजिक सुरक्षा भत्ताहरू लगायतको विषयहरू जे छ अहिले चाहिँ बिमाका कुराहरू जे छ अहिले तपाईँ स्वास्थ्य बिमाका कुराहरू जुन ढङ्गले आएको छ तपाईँको स्वास्थ्य बिमा पनि विभिन्न घातक रोग लागेका व्यक्तिहरूको सन्दर्भमा जस्तै यस्तै रोगहरू लाग्दै गर्दा मान्छे अपाङ्गता हुने अवस्था पनि छ अरू कारण पनि अपाङ्ग हुन्छ जन्मजात अपाङ्गता भएका व्यक्तिहरू पनि छ तर त्यस्तो व्यक्तिहरूलाई कसरी बढीभन्दा बढी लाभान्वित बनाउने बढीभन्दा बढी राज्यको मूल प्रवाहमा जोड्ने यी सबै कुराहरूको सन्दर्भमा नेपाली काङ्ग्रेसले आफ्नो स्थापना कालदेखि नै काम गर्दै आएको छ भने यो जब आफ्नो कार्यान्वयन गर्ने तहमा पुगेको छ त्यो बेलामा पनि यो वर्गलाई यो समुदायलाई जस्तो ज्येष्ठ नागरिकहरूलाई यो कुरामा बिचेको छैन अहिले पनि 68 वर्षको कुरा अस्ति हामीले घोषणा पत्रमा जे भनेका थियौँ स्थानीय तहमा त्यसमा 68 वर्ष जारिएको छ सामाजिक सुरक्षाको सन्दर्भमा चाहिँ अपाङ्ग उसको सन्दर्भमा सुत्केरी महिलाहरूको 5,000 दिने विषयदेखि लिएर किनभने यी यस्ता विषयहरू आम नागरिकको चासोको विषयहरू जे छ आम नागरिकले यसो गर्दै हुन्थ्यो पार्टीले भन्ने जुन विषय एजेन्डाहरू छ ती विषयहरू र एजेन्डाहरूलाई नेपाली काङ्ग्रेसले बिर्सिएको छैन र बिर्सिनु हुँदैन ती विषयहरूलाई हाम्रो घोषणा पत्रमा मात्र होइन कार्यान्वयन तहमा पनि पुर्याउँदै गएको छौँ र यसबाट आम नागरिक लाभान्वित पनि भइरहेको हामीले महसुस गरेका छौँ र नपुगेका कुराहरू पनि हामी आगामी दिनमा तपाईँहरू जस्तै साथीहरूको कुरा रामबारजी यहाँ जस्तै आम हामी नागरिकको कुराहरू चाहिँ समेट्दै अगाडि बढ्ने विश्वास पनि दिलाउन चाहन्छु।
1: हजुर यहाँलाई धेरै धेरै धन्यवाद कार्यक्रममा सहभागी भएर निर्वाचनमा अब काँग्रेस कसरी जान्छ कसरी अब के मुद्दा काँग्रेसले लिएर जान्छ भन्ने विषयमा जानकारी गराइदिनु भयो यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद इन्द्र सराजी यहाँलाई पनि र एन्टिना फाउन्डेसन नेपाललाई पनि धेरै धेरै धन्यवाद।
1: हजुर नेपाल चौतारीमा आज हामीले मंगसिर 4 को निर्वाचनको लागि नेपाली काँग्रेसले गरिरहेको तयारीका विषयमा कुराकानी गर्यौं। नेपाल चौतारीको आजको छलफलमा सहभागी भएर निर्वाचनको तयारीका लागि पार्टीले गरिरहेको कामबारे जानकारी गराइदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। साथै कार्यक्रम सुनेर साथ दिनुहुने र फेसबुकमा हेर्नुहुने तपाईँलाई पनि धन्यवाद अनि कार्यक्रममा आफ्ना जिज्ञासा वा विचार राख्नुहुने तपाईँलाई पनि धेरै धेरै धन्यवाद। हवस् नेपाल चौतारीको अर्को अंक अब आउँदो मंगलबार निर्वाचनसँग सम्बन्धित अर्को महत्वपूर्ण विषयका साथ बिहान ठिक 8:15 बजे हामी आउने नै छौं। तबसम्मका लागि आजका अतिथि उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म इन्द्र सराखर खड्का पनि विदा हुन्छु। तपाईको आजको दिन शुभ रहोस्। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुनाफल
1: अङ्क 89।
2: हेलो, हजुर आन्टी। ए ल म एकछिन आइहालेँ। अँ हुन्छ हुन्छ हजुर, राख्दिनु न। ए हस् हस् हुन्छ।
3: कसले फोन गरे रोजना?
2: घरबेटी आन्टीले। पानी पर्न थाल्यो, लुगा बाहिरेछन्, कता हो भनेर।
3: उहाँलाई उठाइदिनु भन नि त। उठाइदिनु हुन्न र?
2: भन्दिनँ, अब त हामी पनि गइहाल्ने त होला नि, होइन र?
3: तिमी जति बेला पनि घर जान्छु जान्छु मात्र भन्छौ, आफूलाई यहाँ कति धेरै कुरा गर्नु छ।
2: कुरा त मलाई पनि गर्नु छ, धेरै कुरा गर्नु छ तिमीसँग।
3: भन नि त त्यसो भए, के कुरा गर्नु छ?
2: तिमी अचेल किन निराश देखिन्छौ पहिला त्यो भन त मलाई, के भएको छ तिमीलाई?
3: मलाई
2: पहिला तिमी त्यस्तो जोक गर्ने हँसाउने मान्छे, अहिले एकाएक निराश भएको छौ। म सँगसँगै भएर निराश भएको त होइन नि।
3: त्यस्तो उल्टो उल्टो नसोच न तिमी रोजिना।
2: अनि किन राम्रोसँग खुलेर पनि कुरा गर्दैनौ त?
3: गरि त रहेछ नि, खुल्ने भने कस्तो फेरि?
2: कस्तो पनि होइन ल, भयो हिँड अब जाम।
3: कहाँ फेरि बस न भने?
2: भयो अब नबस्ने, पछि तिम्रो जहिले मुड ठिक हुन्छ त्यही दिन बसौँला, अब जाम।
4: के को गफ काफ हो यस्तो बाहिर सुनिने गरी?
2: अरे रोहन दाई, कताबाट यसरी?
4: म पनि यसो नास्ता गरौँ भनेर आएको। अनि के चाहियोस्? अचेल त प्र्याक्टिसमा पनि आउँदैनौ त, कता गायब हो र?
3: यतै छु, कहाँ गायब हुनु र? ल जरुजिन हिँड।
4: कहाँ जानला? यहाँ तिमीसँग गेमको कति सिक्रेट कुरा गर्नु छ, एकछिन बस न।
2: उसो भए तपाईँहरू गफ गर्नु, म चाहिँ जान्छु।
4: हुन्छ, बाई बाई रोजिना। हाम्रो यहाँ यसो पर्सनल पनि छ, एकछिन टाइम लाग्न सक्छ है।
2: ल त म गए।
4: बाई बाई। अनि आयोस्, के हो तिम्रो तरिका?
3: दाई मलाई अलि सन्चो थिएन त्यही भएर।
4: अनि कल ब्याक चाहिँ किन नगरेको त?
3: तपाईँको फोन आयो कि थाहा पाएन त?
4: अब त मेरो फोन आएको, मैले बोलाएको थाहै पाउँदैनौ तिमीले, पछि पछि मलाई पनि चिन्न छोड्छ होला है।
3: त्यस्तो होइन हो दाई।
4: कस्तो हो त, तिमी यस्तै गरी मसँग टाढा टाढा हुन थालेको छौ होइन? यदि टाढा भयो भने पछि टुर्नामेन्टमा जाँदा मैले तिम्रो फाइलमा साइन गरेन भने?
3: ल अब बिरामी भएपछि के गरौँ त मलाई?
4: यसरी होटलमा घुम्दा केही हुँदैन, अनि प्र्याक्टिस गर्न आउँदा चाहिँ बिरामी हुन्छ होइन? खासमा तिमीलाई भएको चाहिँ के हो भन त?
3: केही भएको छैन, कहिले काहीँ त साथीहरूसँग घुमिन्छ नि।
4: हेर आयुष, लास्ट टाइम भन्दैछु, मलाई खेलाडी अनुशासित र मेहनती भएको मनपर्छ, घमण्डी भएको होइन। भोलिदेखि प्र्याक्टिस गर्न आउने, पछि फेरि मैले टिमबाट तिमीलाई निकाल्दा तिमीले पस्ताउनु पर्ला नि, भनिदिएको छु मैले।
5: ए ल, टक्क लाएर यताबाट ठोक्ने, उताबाट तान्ने है त।
6: यो चाहिँ यताबाट घुसाउने, उताबाट तान्ने रहेछ, कुरो बुझिहाल्ने।
7: अरे दादा काका, आफूले तान्ने र घुसाउने थाहा पाएँ भन्दैमा पछाडि बस्न छेक्दिने? अलिकति सर्नुहोस्, छेकियो क्या त।
8: अब काठको र कपडाको खेलौना बनाउँदा सुरुमा विचार गर्नुपर्ने कुराहरू त मैले तपाईँहरूलाई भनिसकेँ नि, यसमा के अलमल छ त?
6: ए नानी, यस्ता खेलाउन त बजारमा जति पनि पाइन्छन्, सस्तै दाममा पनि हुन्छन्। के अरे, पालिकाको बजेट यस्ता काममा लाएर के फाइदा होला?
8: हजुरको चासो ठिकै हो काका, तर बजारका खेलौनामा हानि गर्ने रसायनहरू हुन्छन्, तारका टुक्रा, खिया लाग्ने फलाम हुन्छन्, त्यस्ताले बच्चा बच्चीलाई निको गर्दैन।
5: त्यो त हामीले बनाउनमा पनि हुन सक्छ होइन र?
8: घरमै खेलौना बनाउँदा त हामीले यी सबै कुराहरूमा ख्याल गर्छौँ नि बिनाजु, आफ्ना छोराछोरीलाई खेल्न बनाइदिएको सामग्री त राम्रोसँग नै बनाइन्छ नि होइन र?
6: भोलि पर्सि लाठो लाएर स्कुल पठाउने केटाकेटीलाई अहिले खेलाउना बनाएर पुल बुलाएर हुन्छ त?
5: बाल्यकालमा सिकेका, देखेका र सुनेका कुराले बच्चा बच्चीको दिमागमा पछिसम्म प्रभाव पार्छ के काका? त्यही भएर खेलाउना खेल्दै केटाकेटीहरूले राम्रो कुरा सजिलै सिक्छन् भनेर बाउ र बाजेहरूलाई सिकाउन यो तालिम चलाएको।
7: ल ल ल ल, अब के बनाउने हो बनाम, भातै मारेर त कहिले सिकिसक्नु हो?
6: फेरि बनाउन लाग्नु र? भोक भोक लाग्यो गाँठे, यसो मासु चिउरा चाहिँ बजाइहाल्न पाए हुन्थ्यो।
8: देख्नुभयो त जगत दाई, सिक्ने भन्दा पनि मासु चिउराको लोभले मान्छेहरू यस्ता तालिममा आउँछन्।
5: बडो बडो अगाडि बढौँ, टक्क लाएर यस्ता कुरा हुँदै गर्छ हुँदै गर्छ, हामी अगाडि बढौँ न।
8: हजुर, अँ, बाल बालिकाको लागि बजाउन सक्छ। खेलौनाहरू जस्तै छनछन बजाउने बाजा, गुड्ने हात्ती, पजल माछा, चारपाङ्रे गाडी, साङ्गीतिक बाजा, ज्ञान बक्स आदि चाहिँ काठबाट बनाउन सकिन्छ।
9: बनाउने सिप जानेर मात्र भएन, बनाउने सर सामान पनि त चाहिएला नि। के के चाहिने हो?
8: काठको जुनसुकै खेलौना बनाउनु पनि कम्तीमा पनि यी यहाँ राखिएका सामानहरू चाहिन्छन्। हेर्नुहोस् त
6: के के रहेछ। खै खै,
7: यति सरसामान चाहिँ काठको खेलौना बनाउनेसँग सधैँ हुनु पर्यो नि त म्याडम।
8: हो सर।
6: हैट, आफ्नै बुढाबुढी पनि के सर म्याडम खेल खेलिराखे होलान्।
9: यिनलाई अनेक खसखस लागिरहन्छ। मैले चिन्न थालेको 45 वर्ष भयो होला यिनको बानी।
10: अनि कपडाको खेलौना बनाउनु चाहिँ के के सामान चाहिन्छ त सालिना नि? ए म्याडम,
8: कपडा भन्दा पनि हामीसँग सुतीको धागो छ। सुती धागो वा कपडाबाट पनि धेरै खेलौना बनाउन सकिन्छ। जस्तै हरियो मकै, झुसले किरा, पायो बल, लुडो गेम सेट, बेबी बोय खेलौना जस्ता बनाउन सकिन्छ।
6: यसको लागि पनि सामान त 2 दर्जनै चाहिने होला।
8: चाहिन्छ।
10: भनेपछि बनाएर बेच्न सके त नाफा पनि गतिले हुँदो हो नि, होइन?
8: राम्रो राम्रो चिटिक्क परेको बनाएर दिने भए त मै किन्छु। राम्रो फिनिसिङ चाहिँ हुनुपर्छ है फेरि।
9: रङ्गमतीको कुरा एकदम ठिक हो। सके बनाएर अरूलाई पनि बेचेर कमाइ गरेको राम्रो। पालिकाले त्यही भएर पनि बजेट हाल्या हो के?
10: बेच्नै नसके पनि कम्तीमा बच्चाहरूले आफ्नै अभिभावकहरूको हातबाट बनेको स्वस्थ खेलौना पाउँछन्। अब यसले त उनीहरूलाई सबैतिरबाट फाइदै फाइदा हुने भयो नि।
8: साना नानी बाबुहरू आफू वरिपरि भएको कुनै पनि कुराहरूबारे सिक्न, तिनको आकार, रङ, स्वाद र आवाज थाहा पाउन खोजिरहन्छन्। खेलौनाले त्यो कुरा थाहा पाउन मद्दत गर्छ।
6: खाजा आएन अझै? आफूलाई यहाँ कस्तो भोक लागिसक्यो।
10: आइसक्यो काका, अब खाने है त। ल यसो गरौँ न त, अब 15 मिनट खाजा ब्रेक लिउँ।
7: तालीमा बसेको राम्रै भइरहेछ।
10: त्यही त भन्दैछु, मैले यस्तो कुरा पहिले थाहा पाएको भए छोराछोरीलाई कति खेलौना बनाएर दिन्थे। उनीहरू कति धेरै रमाई रमाई खेल्थ्यो होला है।
7: हो नि,
10: छोरो उहिलेदेखि मसँग पक्कै पनि नजिक हुन्थ्यो होला।
7: अवश्य हुन्थ्यो नि,
10: रमाई रमाई खेल्थ्यो होला। छोरो पनि मसँग कहिले टाढा हुन्थेन होला है।
11: बाउजू बाउजू, मेरो खुट्टामै पर्यो। त्यो वाको गाई चाहिँ अलि उता कुनातिर जानुपर्छ नि। कुसुम नानी उठे जस्तो छ, त्यसलाई झोलुङ्गीबाट निकालेर पिसा फेराइदिनु न है। एकछिन पर्खिनु है, खुट्टा एकैछिनमा धोए पनि हुन्छ कि? एकैछिन, भइसक्यो भइसक्यो। मलाई पनि पानी दिनु न है। बाउजू ल्याउनु पानी। ल बोजू, नानीले त झुलुङ्गेमै सुसु गरिछ। मैले तपाईँलाई भने होइन, उठ्न साथ त्यसले पिसा फेरिदिन्छ भनेर। सुरुवाल फेरिदिनु अब। सुरुवाल खोइ त, उता डोरीमा झुन्याएको छ हेर्नु त, सुक्यो कि सुकेन। अब फुपूले नानीलाई नाना फेरिदिन्छ है है। एकैछिन ल, ए नाना अब लाउने है। यता खै मान्दै मान्दिनँ त बाउजू, तपाईँ आफै लगाइदिनु इस लाउनु। आजकल कस्तो झगडालु भएको छ भने नि, मलाई त दिक्कै लगाइसक्यो। आइज, एकछिन चुपो लगाएर बस्न सक्दिनँ। बिचरालाई त्यसरी झाँगल झुकल नगर्नु न बाउजू, टाउकै लर्ल्याक्लु रुख हुने गरी हलाउनु हुन्न रे, दिमागमा चोट लाग्छ रे बाउजू। यसलाई त पिटे पनि हुन्छ, कसैसँग मान्दिनँ भने त्यही एउटा बाउ चाहिँसँग मान्छे। बाउ भने छोरीलाई एकैछिन पनि समात्दिने होइन। यसो गर मै, उसो गर मै, छोराछोरी हुर्काउने काम चाहिँ आमाको मात्र त होइन होला है। एउटा बच्चा हुँदा त केही गर्न नभ्याउनेले किन अर्को बच्चा जन्मन हतार गर्नु भएको त बाउजू? छोरी मान्छेले बिहा गरेपछि बच्चा पाउँदिन भनेर सुख पाउने भए त खै के भन्नुहुन्छ बाउजू पनि, गाह्रो भयो पनि भन्नुहुन्छ। म त तपाईँको कुरा बुझ्दै बुझ्दिनँ। गाह्रो त भइहाल्छ नि, गाह्रो भयो भनेर बच्चै नजन्माउने भन्ने पनि हुन्छ त। रियाना छँदैछ नि, अहिले नै तपाईँले अर्को बच्चा जन्माउन किन हतार है रियाना? यो मात्र भएर पुग्छ त, छोरो पाउनु पऱ्यो नि। छोरो भए पो सन्तान छ भनेर ढुक्क हुन्छ त। लौ के कुरा गरे होला यो बाउजूले? छोरी पनि आफ्नै बच्चा त हो नि, छोरी त आफूसँग हुन्जेल मात्र आफ्नो हो नानी। अर्काको घर जाने जातलाई सधैँ आफैसँग राख्न मिलेन। छोरो भयो भने पो सधैँ आफैसँग हुन्छ, वंश पनि अघि बढ्छ।
12: अब पनि छोरी नै जन्मियो भने?
11: अह, यसपालि त छोरो नै जन्मिन्छ।
12: तपाईँलाई कसरी थाहा हुन्छ फेरि त?
11: थाहा भइहाल्छ नि, रियानाको पालीमा मलाई गुलियो गुलियो खान मन लाग्थ्यो, अहिले त्यस्तो खानै मन लाग्दैन। पहिलाको भन्दा कति कुरा फरक छ। म त ढुक्क छु, यसपटक त मेरो छोरा नै हुन्छ।
12: नि बाउजू जे पाइ त्यही भने हुन्छ।
11: साँच्ची हो भने पेटमा छोरा छ कि छोरी छ भन्ने कुरा खानपानले अरू के कुराले छुट्टिन्छ भन्छन् त बुढापाकाहरू।
12: खै त्यसरी थाहा हुन्छ जस्तो चाहिँ लाग्दैन है मलाई त।
11: फेरि के भयो यसलाई?
12: के भयो रियाना? के भयो? के भन्यो कि बाउजू यसले?
11: ऊ त्यो रातो टालो दिनु रे।
12: ए, यो खेल्ने भन्ने हो रियाना? यो आऊ फुपूसँग फुपू र नानी खेल्ने है। आऊ
11: जाऊ जाऊ, तिमीले फुपूलाई बच्चा खेलाउन खुब मनपर्छ
12: हो त है। बच्चासँग खेल्ने कति रमाइलो हुन्छ, मनले आनन्द हुन्छ।
11: त्यस्तो बच्चा मनपर्ने मान्छेको बुद्धि नबिग्रेको भए त अलि समयपछि आफ्नै बच्चा खेलाउन पाइन्छ।
12: बच्चा खेलाउन आफैले जन्माउनु पर्छ भन्ने छ र बाउजू?
11: किन छैन, आफ्नो बच्चा जस्तो अरूको हुन्छ। जस्तो भए पनि छोरी मान्छेका लागि आफ्नो घर परिवार बच्चा भन्दा प्यारो अरू केही पनि हुँदैन। तपाईँको पो बुद्धि पुगेन, हरिसँग बिहा गरेर आनन्दले बस्न छोडेर।
12: ए बाउजू फेरि त्यही कुरा नगर्नु न।
11: भएको कुरा नगरेर हुन्छ? हेर्नु कुसुम, हरिसँग बिहा नगरेर तपाईँले एकदम ठुलो गल्ती गर्नुभएको।
12: भो भो भो भो,
11: अहिले तपाईँलाई मेरो कुरा सुन्न मन लागेको छैन। हेर्दै जानु कुसुम, यही कुराले तपाईँलाई पछुत भएन भने नि मेरो नाम पनि इन्दु होइन ल।
13: नमस्ते, मेरो नाम रेजिना राणा, मेरो घर चाहिँ कञ्चनपुरको लालझारी गाउँपालिका 2 अनि म अहिले चाहिँ कक्षा 11 पढ्छु र यो कार्यक्रमबाट विभिन्न किसिमका ज्ञानहरू लिन सकिन्छ अनि यसमा भाग लिने पात्रहरू कुसुमको बाल विवाह गराइदिन खोजेका अभिभावकहरू, बाल विवाह नगरौँ अनि जात जातिहरू भन्नुपर्दाखेरि भेदभाव नगर्ने र यस्तो सानो उमेरमा गल्ती त भइ नै हाल्छ, अभिभावकले आफ्नो गल्ती सुधार्नुपर्छ, गल्तीलाई स्वीकार गर्नुपर्छ र जबरजस्ती विवाह कसैलाई नै गराउनु हुँदैन भन्ने भनाइ राख्दछु।
14: गत हप्ता सोधेको प्रश्न थियो, छोरा छोरीलाई रङ र प्रकार छुट्याएर सामान किनिदिने चलन सही हो कि गलत? यसको सही उत्तर हो गलत। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत रुकुमबाट रेणुका जीएम पुन, दैलेखबाट खगेन्द्र नेपाली, रोल्पाबाट प्रेम कुंवर र कञ्चनपुरबाट श्यामकली राणा विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, मास्कोटमा बाल बालिकाका लागि हानि नगर्ने घरायसी खेलौना पसल कसले सुरु गरेको छ? प्रश्न फेरि एकपटक, मास्कोटमा बाल बालिकाका लागि हानि नगर्ने घरायसी खेलौना पसल कसले सुरु गरेको छ?
0: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 82
2: अलि यतातिर बस्नुहोस् न लालु बाबु भन्दा भन्दै त्यतै थचिए यी बामन त के भनेदेखि झन् त्यहाँनिर कुखुराको सुली थियो
3: सुरुवाल भरि लाग्यो क्या हो
2: यता यता भनेर देखाउँदा देखाउँदै उतै थचिएपछि त्यस्तै हुन्छ बस्नुहोस् अब एकछिन यतिकै
3: बरु यसको सोध भर्न दुचिया खाएरै गर्नु पर्ला
2: मैले भनिसकेका छु रमाले पकाएर ल्याउँदैछ
3: दुध चिया त तपाईँले नै पकाएको मिठो हुन्थ्यो है खासमा त
2: दुधको जातै गुनी के भनेदेखि जसले पकाएर ल्याए नि मिठो त्यसै अमृत भन्दा हुन् त
3: तर त्यही दुध नातिनीका पाकेका आँखामा हाल्न लगाएर धन्यै सधैँका लागि देख्न नसक्ने बनाइन् निमकली खत्रीले भन्ने हल्ला चलेको छ माझकोटा
2: कुन चाहिँ हैजा लागेर मर्न नसकेका साथी दुवाले भने त्यस्तो
3: नारायण नारायण यसरी बुरुक्कै नउचालिनुहोस् न भाउजू के बिना सित्तीमा धड्कन बढाउने काम गरे हा
2: यस्ता नचाहिँदा कुरा गरेपछि पुरपुरो तात्दैन त गाईको दुध हाले हो त उसकै आमाको दुध हालेको उदो नउदो भन्ने को हो त्यो
3: हे विदाता भयो त नि अब यसरी रिसाउने भए त म चिया नखाइ हिँड्छु मेरो कुरै नसुन्ने यस्तो तालले त म उडाध्यक्ष भएको त कामै लागेन नि त बरु डाक्टरले चाहिँ के भने
2: डाक्टरले त के भन्छन् भन्छन् नि के भनेदेखि डर देखाउने अनि पैसा लुट्ने
4: कहाँ र काका एउटा आँखा त लगभग बिग्रिसकेकै रहेछ के अरे धन्न बेलैमा पुगिएछ र आँखा निकालेर फाल्नबाट चाहिँ जोगियो काका चिया
3: ए अनि देख्न नि
4: खोइ काका अब उपचारपछि धमिलो धमिलो भए पनि देख्छ कि भन्या छन्
3: अनि के भएपछि यस्तो बिमार हुने रहेछ त
4: के भन्नु काका कोखमा रहेदेखि नै कुपोषित रहेछ त्यो जन्मेपछि त समस्या थियो त्यसमाथि पनि आँखा पाक्दा दुध हाल्न नहुने रहेछ हालिएछ
2: यो पनि फेरि दुध दुध भन्छ के भनेदेखि त्यो ओठ निचोड्दा दुध निस्केले जस्तो फुच्चे डाक्टरलाई के थाहा हाम्रो कुल धर्म वंश र संस्कारको कुरा डाक्टर नै हो कि होइन त्यो त
3: भाउजू पनि डाक्टरलाई यो उपचार पो थाहा हुन्छ त कसको कुल के गोत्र के दारे मस्टो कि दुधे मस्टो के मतलब नि पुरेत पण्डित हुन् र सबै कुरा थाहा हुनलाई
2: मतलब हामीलाई छ कुल देउता रिसाए सुत्केरी हुने बेला छोइ छिटो नगर भन्दा मान्छ नचेलका बुहारीहरू
4: छोइ छिटो
2: नत्र के भनेदेखि कुल देउता मस्तै रिसाएपछि अनिष्ट त हुने नै भयो नि अझै अरू कति कष्ट पो हुने हो
4: तर आमा डाक्टरले तपाईँलाई नि भनेको थिए त बेलैमा उपचार गराएको भए शान्तिनो उपचारबाटै निको हुने यो रोग हेलचक्राई र संक्रमणले झन् गाह्रो भयो भनेर
3: ए हो है अनि
4: आँखामा दुध हालिदिनाले झन् पाक्यो र भित्रको घाउ फुटेर आँखै धन्न ड्यामेज भएको थियो भनेर आमासँग कस्तो रिसाथे डाक्टर त
2: त्यो पिउसोलाई आफूले दुई चार अक्षर चिन्दैमा डाक्टर भए भन्ने खुब घमण्ड रहेछ के भनेदेखि हामीलाई चाहिँ आफ्ना पुर्खादेखि मान्दै आएको चलनमा विश्वास नहुनु
3: संस्कार संस्कृति त मान्ने नै हो भाउजू तर अब डाक्टरले उपचार गरे निको हुन्छ भनिसकेपछि त्यतैतिर पो लाग्ने हो तातो नछारो
2: वडा देशी भएसी तिम्रा नि कुरा फेरिएका छन् आजकल त
3: जाने कुरा भने हो मैले त तर निर्णय त भाउजूकै हो है फेरि
2: बाङ्गा टिङ्गा कुरा केलाई गर्छौ है लालु के भनेदेखि दारे मस्तको थानमा कालो बोको पूजा गरेर सबै कुल देउतालाई खुसी बनाएर नातिनीका आँखा निको बनाएर त्यो पिउसोलाई देखाउन सकिन भने म पनि निमकली खत्री होइन ल जा
5: होइन ए प्रेम कुमारी यो के बिजो गरी तैँले
6: के गरेर
5: पहिला पो पानीको दुःख थियो र भलिसीको पानी थापेर काम चलाउनु पर्थ्यो अहिले त दुई पाइलो हिँडे धाराकै पानी पाइहालिन्छ
6: धाराको पानी पनि त लिन जानुपर्छ आफै हिँडेर आउँदैन क्या रे
5: हेर न यसको कुरा त्यति पानी ल्याउन पनि कुन ठुलो कुरा भयो र
6: मुखले भन्न सजिलो छ नि गर्न पो गाह्रो
5: होइन तँलाई आज के भयो किन बाउडो बाउडो कुरा गरे कि
6: दिउँसोदेखि मेरो कम्मर दुख्या छ एक गाग्रो पानी ल्याइदिनु न भन्या भनै छु जा अब त्यति पानी पनि ल्याइदिनु नै कुरा चाहिँ ठुलो अय्या यति एउटा बाल्टी उसान्न पनि भएको छैन
5: पानी बिदा भएपछि ल्याउँछु भनेकै छु त त्यत्रो पानी परिरहेछ भिजेर कसरी ल्याउनु भन् त
6: मैले भन्ने बित्तिकै गएको भए पानीमा भिज्नुहुन्थ्यो तपाईँको चुरोट खाने बाहेक अर्कोमा ध्याउन नै छैन अघि भर्खर खाएको अहिले फेरि सल्काइसके।
5: नकरा न हो नकरा, कति किचकिच गरेको। जाबु एक गाग्री पानी दिन कुसुमलाई पठाएको भए हुन्थ्यो।
6: त्यही त, तपाईँकी छोरीलाई गाउँले धारो छुन दिन पनि पर्यो नि। धारो त परको कुरो, अस्ति गुरुदेवी दिदीले कुसुमले पानी छोइदिए भनेर एक गाग्रो पानी भुइँमा खनाइदिए। त्यो फुलनासिनीले छोको पानी खान्न भन्दै थिए।
5: भन्ने बाटो देसी भनिहाल्छन् नि, धन्न गाउँले गाउँबाटै लखटेनन् भन्न।
6: त्यसको बेहोरा हेर्दा त आफैले घरमा नराखौँ जस्तो लागेको छ। के गर्नु, अनुहार देखेर माया लागिहाल्छ।
5: हामीले नै धेरै माया गरेर हो यो यस्तो भयो। अर्काको घर जाने जातलाई धेरै माया गर्नु हुन्न रहेछ।
6: त्यही त भने। अरे यस्तो पानीमा किन भिजेर आएको सौगात?
7: बाख्राको खोरबाट निस्किँदा पानी सानो थियो, दौड्दै घर पुग्छु भनेर निस्किहालेँ। आधी बाटो पुगेपछि त पानी बढ्न थालिहालेँ।
6: कतै ओत लागे भए पनि त हुन्थ्यो।
7: भिजिसकेपछि ओत लागेर के काम?
5: ल ल लुगा फेर, चिसो लुगा लगाएर धेरै बेर बस्नुहुन्न।
6: हेर हेर यस्तो भिजेर अलिकति निउरी त।
7: खै म आफै बुझ्छु, केटाकेटी हो र तपाईँले बुझ्दिन।
6: आमा बाउको लागि छोराछोरी सधैँ केटाकेटी नै त हुन्।
7: अनि कुसुम खै त आमा?
6: माथि कोठा सुतिरहेको छु। 3 घन्टा भइसक्यो कोठाबाट बाहिरै निस्केकी छैन।
7: कति सुतिराखी त, त्यसलाई यसो काममा व्यस्त राख्नुपर्ने। आमा यसरी धेरै बेर एक्लै बस्न दिनु हुँदैन, यसो बाहिरतिर घुमफिर गर भन्नु पनि हुन्छ।
6: के घुमफिर गर भन्नु, गाउँले कुसुमको मुख देखे पनि अलक्षिण लाग्यो जस्तो गर्छन्।
7: अब गाउँले मन पराउँदैनन् भनेर हामीले कान्छीलाई घरमै थुनेर राख्नुपर्छ भन्ने छ र? अरूले मन पराए पराउ, नपराए नपराउ,
5: सबै कुरा तैँले भने जस्तो पनि हुँदैन सौगात। समाजमा बसेपछि समाजको कुरा मान्दिन, समाजलाई टेर
6: अलक्षिण लाग्यो जस्तो गर्छन्।
7: अब गाउँले मन पराउँदैनन् भनेर हामीले कान्छीलाई घरमै थुनेर राख्नुपर्छ भन्ने छ र? अरूले मन पराए पराउ, नपराए नपराउ,
5: सबै कुरा तैँले भने जस्तो पनि हुँदैन सौगात। समाजमा बसेपछि समाजको कुरा मान्दिन, समाजलाई टेर्दिन भनेर हुन्छ?
7: समाजको नराम्रो कुरालाई पनि स्वीकार्नै पर्छ भन्ने छ र बुवा? कुसुमले आफ्ना लागि आफै निर्णय गर्न नपाउने भन्ने हुँदैन। तिनीहरूले भनेको कुरा नमान्दैमा बहिष्कार नै जस्तो गर्न त मिलेन नि।
6: यस्तै यस्तै नपच्ने कुरा गर्छस् र त तँलाई कसैले मन पराउँदैन। सबैले सौगातले बहिनीलाई बिगार्यो भन्छ। त्यो दिन तैँले सम्झाएको भए कुसुमले बिहा गर्न मान्दैन कि?
7: उसलाई बिहा गर्न मनै छैन भने चाहिँ हामीले जबरजस्ती गरेर हुन्छ र भने?
6: चाहिने कुरा नमानेसे गर्नु परेन त।
5: त्यही त, त्यो केटोसँग बिहे गरेर गइदिएको भए कुरै सकिन्थ्यो। बरु फर्केरै नआएको भए पनि आनन्द हुन्थ्यो। यो सबै देख्न त पर्दैन थियो।
7: हेर्नु भयो, आफूले गल्ती गरेँ भन्ने सोचेर नै त कान्छी घर फर्केर आएकी हो। धन्न घर नै फर्केर आयो भन्नु न, घर नफर्केर आफूले केही गरिदिएको भए?
5: हो, बरु मरिदिएको भए हुन्थ्यो। बुढा,

0: देखिन्छ र भएन कि रुमिना, त कस्तो अर्कै गरिस् त,
1: कस्तो अर्को भएर
0: अलि मिलेन कि? ल यता हेर त, दुवैजनाले बनाऊ त,
1: फेरि बनाउने ल ल
0: ल, अलि क्यामेरामा हेर है,
1: ल ल
0: यसो पोज दे न,
1: कस्तो यस्तो
0: टिकटक बनाउनु पनि सिकाउनु पर्ने कि यसलाई,
1: ल ल टाइमरमा राख छिटो,
0: ल देरी है,

0: फ्युचर राम्रो भएको छ है पहिलाको भन्दा?
1: ठिकै छ।
2: हेलो विनिता।
1: हे, यो विवेक फेरि यहाँ कहाँबाट आयो भने?
2: आज त तिमी कस्तो नचिनिने भएको छौ त विनिता।
1: हो र, वान पिस लगाएको भएर होला। अनि तिमी पनि यहाँ आउँदो रहेछौ त?
2: आउँछु कहिले काहीँ, अहिले चाहिँ हल्का नास्ता गरौँ भनेर। अनि तिमी चाहिँ?
1: म सानमाको छोरीको बर्थडेमा आएको।
2: ए, बसेरै कुरा गरौँ न, कुर्सी पनि खाली नै रहेछ क्या अरे।
1: ए, भइहाल्छ नि।
2: अनि यो बहिनीलाई त चिनिन नि?
1: रुमिना हो, सानमाको छोरी।
0: नमस्ते।
2: नमस्ते। ए, भनेपछि बर्थडे गर्ल, ह्याप्पी बर्थडे बहिनीलाई।
1: कहाँ उसको बर्थडे हो त आज?
2: भर्खरै सानीमाको छोरीको बर्थडे हो भने होइन त तिमीले?
1: यसको होइन के, यसको बहिनीको हो।
2: ए
0: दिदी, मम्मीले फोन गर्नुभएको छ, म गएँ
1: ल। ल, मलाई स्वदेशी आउँदै हुनुहुन्छ भन है।
0: हस्।
2: केही खाने, तातो चिसो केही मगाऊ?
1: नखाने, हामी त नास्ता खाइसकेको। अब सानबा आएपछि केक काट्ने भनेर पर्खेर बसेको। तिमीलाई खान मन भए खाऊ न।
2: म पनि अहिले साथीहरू आएपछि

0: पर्ला, एक्लै पनि के खाइरहनु?
1: को साथी हो र? आइसहरू पनि आउन थाल्यो हो?
0: होइन, यता बजारको साथीहरू हो के, तिमीहरूको थ्री स्टार भयो जस्तो हाम्रो पनि बिन्दास ग्रुप छ क्या।
1: त्यसो भए त आज पुरै झ्याप मुडमा बिन्दास हुने होला है?
0: त्यस्तो त हुन्न, हल्का खाजा नास्ता मात्रै हो।
1: होला पत्ताए, अहिले कति बोतल पुग्ने हो?
0: त्यस्तो चाहिँ नभन कि विनिता, यस्तो राम्री मान्छेले बोतल सोतलको कुरा गरेर चाहिँ सुहाउँदैन।
1: राम्रो मान्छे भएर मक्क पार्नु खोज होला होइन?
0: त्यस्तो होइन कि विनिता, साँच्चै भन्ने हो भने तिमीलाई यो पर्पल कलरले यस्तो राम्री देखाएको छ नि।
1: ल ल थ्याङ्क यू।
0: हुन त तिमी सदाबारै राम्री हो के, आज अलिकति विशेष राम्री देखाएको छ मात्र भने।
1: विवेक, यो बढाइ चढाइ अलि धेरै नै भयो कि?
0: प्रमिस यार, तिमी बिलिभ गर या नगर, तिमीहरूको थ्री स्टारमा सबैभन्दा राम्री भनेको तिमी नै हो जस्तो लाग्छ मलाई।
1: ओहो, गफ दिन त खप्पिस छ है।
0: मनको कुरा गर्दा नि के गफ हुन्छ र?
1: मनका कुरा पनि कतिजनासँग हुने रहेछ तिम्रो। पहिले त्यो हिरोनीसँग नि मनको कुरा हुन्थ्यो।
0: को हिरोनी भने? त्यही उपमाको कुरा गरे होला होइन? त्यो त यसो फिल्म खेल्न पाइन्छ कि भनेर मात्रै हो, त्यस्तोसँग के रिलेसन राख्नु नि। उसका बिएफहरू पुरै लाइनमा हुन्थे।
1: तिमी पनि त त्यही लाइनमा थियौ नि, साँच्चै तिमी चाहिँ कति नम्बरमा थियौ नि त्यस बेला।
0: त्यसका कुरा नगर।
1: अनि सरलाको कुरा गर्ने कि नगर्ने त?
0: फेरि कहाँबाट आयो सरलाको कुरा फेरि बिचमा?
1: हा भन न, मलाई कस्तो जान्न मन छ, तिमीहरूको त बिहे नै हुन थाले थियो अरे होइन?
0: बिहे भन्दा पनि ऊ चाहिँ मसँग हल्का इम्प्रेस थियो क्या, त्यही मात्रै हो।
1: अनि अझै कतिजना छन् त तिम्रो इम्प्रेसमा?
0: त्यस्तो त कोही छैन यार।
1: त्यस्तो कोही छैन? विवेकको नि कोही नहुने भनेर त अचम्म भएन र?
0: ल सर्च गरिहेर नि त, कोही भेटायो भने मलाई जेलै हालिदियो।
1: जेल त सरले पो झन्डै हाले कि तिमीलाई। सानमाको फोन आयो, म जान्छु ल।
0: एकछिनमा आउँछु भन न, कस्तो कुरा गर्न मजा आइरहेको थियो।
1: बस्नु त हुन्थ्यो, अहिले खोज्दै सानमा यहीँ आइपुग्नुहुन्छ।
0: त्यसो भए अर्को पटक अलिक लामो समय बस्ने गरी भेटौँ नि त, म टाइम मिलाएर तिमीलाई कल गर्छु हुन्छ।
2: रोपेको न फल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाई विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
3: गत हप्ता सोधेको प्रश्न थियो, नेपालमा धान दिवस अर्थात् दही चिउरा खाने दिन भनेर कहिले मनाइन्छ? यसको सही उत्तर हो असार 15 गते। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत काठमाडौँबाट हरिप्रसाद किमिरे, रूपन्देहीबाट पप्पू थापा, धादिङबाट सनिता श्रेष्ठ र झापाबाट अमिसा तास्पुरिया विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, उत्सव र रमाकी छोरी पूर्णिकालाई केमा समस्या देखिएको छ, आँखामा कि कानमा? प्रश्न फेरि एकपटक, उत्सव र रमाकी छोरी पूर्णिकालाई केमा समस्या देखिएको छ, आँखामा कि कानमा?
4: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013456 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।
5: आजी।

0: कोविड 19 विरुद्ध लगाइने खोप सम्पूर्ण रूपमा राम्रोसँग परीक्षण गरिएको छ। यो खोपले कोरोना संक्रमणबाट गम्भीर बिरामी पर्ने र हुन सक्ने मृत्युबाट धेरै हदसम्म सुरक्षा गर्छ।
1: त्यसकारण सरकारले स्वीकृत गरेको जुनसुकै खोप ढुक्कले लगाउनुहोस्।
0: यदि तपाईँलाई पहिले नै कोरोना भइसकेको छ भने पनि खोप लगाउनुहोस्, पछि लगाउला भनेर नपर्खनुहोस्।
1: समयमै खोप लगाइयो भने हामीले समुदाय स्तरमै रोग प्रतिरोधात्मक क्षमता बढाउन सक्छौ र चाँडै नै सामान्य जीवनमा फर्कन सक्छौ।
2: युनेस्को, विश्व स्वास्थ्य संगठन र एन्टेना फाउन्डेसन नेपालद्वारा जनहितमा जारी सन्देश।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 29।
2: सरहरूको मिटिङ अझै सकेको छैन है खुसबु?
3: आज मिटिङ लामै भइरहेछ। एक्जामको नोटिस आउँछ क्या?
2: आए नै हुन्थ्यो, हाम्रो साथीहरू पिकनिक जाने भन्दै थिए, एक्जाम भएपछि त ठिकै हुन्थ्यो।
3: किन?
2: मलाई पिकनिक सिक्निकमा खासै जान मन लाग्दैन।
3: ओहो, मै साथलाई कहिलेबाट यस्तो अचम्म लाग्यो त?
2: केही अचम्म मान्नु पर्दैन, मलाई अचेल यस्तो कुरामा केही इन्ट्रेस्टै लाग्दैन भने।
3: आज पानी पर्छ क्या है?
2: किन, चिसो बढाएछ भनेर?
3: होइन, तैँले यस्तो अचम्म कुरा गरेपछि पानी पर्दैन त?
2: त्यो कुरा छोडिदिएको बरु, तैँले मलाई एउटा हेल्प चाहिँ गर्नुपर्छ है खुसबु।
3: के हेल्प गर्नु पर्यो भन्न, मैले सक्ने गरिहाल्छु त।
2: तेरो फ्री टाइममा मलाई साइन्सको नोट बनाउनमा हेल्प गर्दैन यार, साइन्स सरले लास्टै गिरी गर्नुभएको छ भने।
3: अनि पढ्ने लेख्ने नगरेपछि त सरहरूले भनिहाल्छ नि, नोट बनाउने बेला मोबाइल खेलाउन ठिक्क भयो होला। अनि
2: त्यस्तो होइन के, नरिसान।
3: अनि किन नगरे त अहिलेसम्म भन्द?
2: त्यो आयुषले म बनाउँछु अनि तिमीले त्यही लेख्नु भनेको थियो, त्यसकै भर परेर बसेको त, त्यो त अब कलेजै आउन छोड्यो।
3: साँच्चै त्यो अहिलेसम्म कलेज आएको छैन है?
2: कहाँ आउनु, त्यसलाई झन् क्लबबाट पनि निकालेपछि त लास्टै भएको छ अरे त्यो त।
3: कस्तो लास्टै?
2: त्यही खाजा पनि नखाने, बाहिर बाहिर बस्ने रे, रुममा पनि आउँदैन अरे अहिले त।
3: कसले भने तँलाई चाहिँ फेरि?
2: त्यो किसानले कुरा गर्दै थियो।
3: के भयो होला त्यो आयुषलाई, अस्ति नि मसँग त्यत्तिकै झगडा गर्न आयो मैले फोटो भाइरल गरेँ भनेर।
2: त्यही त खै, पहिला त त्यो त्यस्तो थिएन।
3: रुजिना एकचोटि फोन गर्न त्यसलाई बरु।
2: फोन पनि लाग्दैन क्या त्यसको, अस्ति नै एक दुई दिन त लागेको थियो, अहिले फेरि बन्द भन्छ।
3: अब भइसकेको कुरालाई सम्झेर के गरे होला यस्तो?
2: खै, मैले पनि त्यही भने हो,
3: त्यस बेला कति सम्झाए मानेन, भनेकै नमानेपछि यस्तै हुन्छ।
2: त्यो त जहिले पनि लजाउँथ्यो त, केटीसँग त झन् बोल्न पनि डराउँथ्यो, कसरी यस्तो गर्यो होला है त्यसले?
3: अब के गरेपछि के हुन्छ भन्ने थाहा नपाएपछि यस्तै हुन्छ।
2: म त हिजै तँलाई भनौँला भनेर बसेको थिएँ, हिजो फेरि तँ पनि कलेज आइनस्।
3: हिजो घरमै थिएँ क्या, इमर्जेन्सी काम परेको थियो, फोन गरे भए भइहाल्थ्यो त तैँले।
2: अब यस्तो कुरा पनि के फोन नगर्नु भनेर नि, अब के गर्ने होला खुसबु?
3: पहिला त हामीले आइसा सम्झाउनु पर्छ हेर, त्यस्तै गरिराख्न थाल्यो भने त ज्यानकै खतरा भइहाल्यो नि।
2: ठिक भनिस् तैँले।
3: अनि यस्तो कसले गर्यो त्यो नि पत्ता लगाउनुपर्छ नि।
2: त्यही मुनु शर्मा भन्ने हो रे त, त्यसलाई भेट्न पाएँ भने त्यसको कपाल सपाल भुत्लाएर म
3: पहिले चिन्छु त त्यसलाई।
2: चिना भए म आजसम्म चुप लागेर बस्थेँ, उसले ठिक पार्थे त्यसलाई म।
3: त्यो मुनु शर्माले नहुन पनि त सक्छ नि।
2: अब त्यसैलाई त पठाएको रे त्यो महाराजले फोटो, अनि अर्को फोटो पाएको तैँले, तैँले होइन भनेपछि अरू कसले गर्छ भन् त?
3: तँसँग भएको त्यो आइडी रियल मुनु शर्माकै हो भन्ने केही प्रमाण छ?
2: अहिले किन चाहियो प्रमाण, त्यसैलाई फोटो पठाएपछि अरू कसले गर्छ भन् त?
3: सुन रोजिना, कुरा जहिले पनि बुझेर गर्नुपर्छ हेर, त्यस्तै हावातालमा गरेर हुँदैन।
2: अब आयुषले मुनुलाई पठाएको अनि मुनुले अरूलाई पठाएको, अब यसमा के बुझ्नु छ र?
3: मेरो कुरा सुन्न पहिला।
2: भन।
3: आयुषको फोटो भाइरल भयो होइन, अनि फोटो भाइरल हुनसाथ आइडी ब्लक भयो, हो कि होइन भन् त?
2: त्यही भएको हो।
3: अनि मुनु शर्माले गरेका पोस्ट सबै रिमुभ भएको छन् होइन? अब यो सबै कुराले मुनु शर्मा भन्ने कसैले आयुषलाई फसाउन बनाएको फेक आइडी पनि त हुन सक्छ नि, तँलाई त्यस्तो लागेको छैन?
4: भुङ्रे खोला बग्यो ओर्ल्यो सलाला
5: क्या गीत, भुङ्रे खोला बग्यो ओर्ल्यो सलाला, त्यसले गीत त ठाउँका ठाउँ फुराउँछ यार।
4: जमानाको त गायकै हो नि, अहिले पो बानी छोड्दै गयो त। साउ, ओ साउजी।
6: हजुर।
4: कहाँ किचनबाट? हजुर भने यतै आउनुहोस् त।
6: भाइ,
4: तपाईँको होटलमा आउन ढावा नै बन्द गरेर आएको छु, के कसो एकमत हो नि, यसरी नहेप्नु न यार।
6: भन के ल्याम?
4: एक गिलास थप्नु पर्यो क्या टक्क ल्याएर, अनि यसको लागि पनि एक प्लेट चितन पनि ल्याउनु पर्यो क्या साउजी।
6: ए ल ल, ल्याइदिन्छु।
4: भाइ भन। ए सामान, हुन्छ, भोलि आउँदाखेरि लिएर आए हुन्छ। ओके ओके भाइ, ल।
5: कसको र?
4: टङ्कको टङ्के कि? ए, भोलि आउँदा पसलबाट सामान पनि लिएर आउँ कि दाई भन्छ। मलाई भन्दा पनि बढी उसलाई ढाबाको चिन्ता छ कि?
5: जोस, काम गर्ने मान्छे चाहिँ तैँले गतिलै पाओ।
4: टक्क लाएर उसले पनि म जस्तो साहु पाएछ, मैले पनि ऊ जस्तो स्टाफ पाएछ।
5: अब दुईजनाले गर्ने काम चाहिँ एक्लै भ्याउने खाले रहेछ हौ केटो।
4: अँ, सबै भ्याउँछ नि काम त। अब उसलाई मात्रै अलिक गाह्रो हुन थाले जस्तो छ। बरु हेकमत, ऊ जस्तै अर्को काम गर्ने केटा कोही थपौँ कि भनेर सोचिरहेको छु। त्यस्तो नजरमा कोही छ भने भनौँ त।
5: को पाइन्छ र खै, तै पनि बुझौँला
6: भाइ। ल
4: आयो, लिएर राखौँ राखौँ। एकदम मिठो छ है साहुजी, एकदम मिठो छ। बरु अझै एक गिलास थपिदिनु पऱ्यो टक्क लाएर।
6: भयो भयो, धेरै भयो, अब घर जाऊ।
4: होइन, कसले डिस्टर्ब गर्छ फेरि फोन गरेर? यो मोबाइल पनि
5: उठ्छ। भयो, नखाउँ, यति भएपछि पुग्छ क्या।
4: पेट
5: अबेला पनि भइसक्यो, फेरि मेरो घरमा पनि गाली गर्छु।
4: त पनि आज मरे भोलि दुई दिन, किन हतार? के को डर?
5: उस फोन उठान, भाउजूको होला।
4: ए, हो रहेछ यार, के उठाउने यस्तै बेलामा?
5: अब आउनलाई भन्न, किन काटेको?
4: अँ भन त। ए, फोन उठाउँदा आफै काटेको हो क्या? अन्त छैन, ढाबामै हो।
5: ए ए भाइ, त्यहाँ लगिदेऊ एक प्लेट तरकारी र रोटी लगिदेऊ त।
4: बिजी छु, बिजी छु भने त। ल राख्देऊ, ल ल
5: ल ल, छिटो खाए, यति सकेर लाग्नुपर्छ यार। कस्तो हैरान बनाउँछ नि यार, इन्जोइस लिन पनि ठिकसित पाइँदैन।
4: एकछिन है। अँ पदम, दर्शन दर्शन ठिकै छ, म अहिले मिटिङमा छु। के गरे? माझकोटमै आछु रे। ल
5: के भयो उत्सव, आज फोन आएको?
4: झिल्टिङबाट सालो केटो बोल्यो भनेको त घरमै आएको रहेछ नि।
5: भाउजूलाई गराएको टन्नै छन् भने, सालोलाई मिटिङमा छु भने पुरा बिग्रिन्छ।
4: केही फरक पर्दैन।
5: सालो चाहिँ किन रहेछ त?
4: खै, उसकै दिदी भेट्न आएको होला नि।
5: अलिक छिटो खाउन जाउँ।
4: ए, कहिले नगएको घर हो र, जाउँला नि। ल, अझै एक थप्ने हो, पुगेको छैन। मगाऊ त।
5: अझै थप्ने? मलाई त पुग्यो, त खाने भए खा।
4: खाने हो, खाने हो।
5: साहुजी, अर्को एक गिलास ल्याइदिनु, अनि हिसाब पनि गरिदिनु। एउटा कुरा नि हुन्छ।
4: के कुरा?
5: रिसम चाहिँ नरिसा है।
4: ओके,
5: त आजकल त खासै घर जान मन गर्दैन, किन? तिमीहरू बिच केही नराम्रो भएर हो?

0: ओहो कुसुम पैसा हराए कि के हो?
1: होइन।
0: अनि के खोज्या त?
1: ए देखेनौ चप्पल छुट्या छ मेरो, बाँध्ने कुरा खोजिरहेको छु।
0: हरिस हुँदाहुँदै तिमीले के को फेर यसले गरिदिइहाल्छ नि, होइन त हरिस?
2: नकरा, बढी बोल्छ त जाँदै गर्दा।
0: के हो मलाई भगाइदिने?
2: हे जान, म एकैछिनमा आउँछु।
0: ल ल छिटो आइज नि त्यहाँ, फेरि यता आउँदा मैले बसिराख्ला।
2: आइहाल्छु भने त खुरुक्क जान।
0: ल ल बेस्ट अफ लक, बाई बाई कुसुम।
2: बर्ता न हो, खुरुक्क जान।
1: किन बेस्ट अफ लक भनेको त्यो अझैले?
2: खै मलाई के था,
1: आफ्नै साथीको कुरा नि थाहा हुँदैन तिमीलाई?
2: थाहा कुरा नगर न यार, थाहा छैन भने त। के भयो कुसुम?
1: काँडा हो कि क्या?
2: खै हेरौँ,
1: बो पर्दैन,
2: देखाउन भने
1: के भएको छैन।
2: जिद्दी नगर न यार, यता आऊ, यो ढुङ्गामा बस्छ, आऊ भने। खै मलाई खुट्टा देखाउँ त,
1: म पर्दैन। तिम्रो तनुले थाहा पायो भने रिसाउले नि फेरि।
2: सबैजना तिमी जस्तो घमण्डी हुँदैनन् बुझ्यौ?
1: घमण्डी मान्छेसित किन बोल्न आएको त, जाऊ न आफ्नै तनुसँग।
2: नचाहिने कुरा नगर न, खुट्टा देखाऊ त, म काँडा झिकिदिन्छु।
1: पर्दैन, म आफै झिक्न सक्छु।
2: यस्तै जिद्दी गर्छौ र त, खै खुट्टा देऊ। निस्किनै लागिसक्यो। ल ल हेर त कत्रो ठुलो काँडा रहेछ,
1: कस्तो दुखेको।
2: किन उठ्या फेरि? खुट्टाबाट रगत आइरहेछ, एकछिन अम्लाले थिचेर बस त।
1: चप्पल बाँध्ने कुरा खोज्नु परेन, मलाई घर जान ढिलो भइसक्यो क्या।
2: म खोजिदिन्छु नि, तिमी बस।
1: हो पर्दैन, म आफ्नो काम आफै गर्न सक्छु।
2: अर्को खुट्टामा पनि काँडा बिजाउनु मन छ, खुरुक्क बस, म खोजिदिन्छु। प्लास्टिकले पनि हुन्छ होला है?
1: हुन्छ होला, यो घरसम्म धाने मात्र पनि पुग्छ मलाई।
2: खै त तिम्रो चुडिएको चप्पल?
1: तिम्रै पछाडि छ।
2: मैले त देख्दै नदेखे। ल भयो,
1: थ्याङ्क यू हरिस।
2: हस्, अनि किताब कापी बोकेर तिमी कता जान लाग्या?
1: नोट लिन गौरीका गएको थिएँ, अब घर फर्किन लागेको।
2: के को नोट?
1: साइन्सको, इङ्ग्लिसको पनि छ।
2: हिजो मलाई गौरीले कुसुमलाई म्याथ प्र्याक्टिस गराइदिन्छौ भनेर सोध्दै थिइन्।
1: ए हो र, अनि के भन्यौ त तिमीले?
2: कुसुमले मसँग पढ्न खोजे कि तिमीले मात्र पढाइदियो भने भनेर सोधे।
1: मैले भने
2: के?
1: मैले नै तिमीलाई म्याथ पढाउन हेल्प गर भने तिमीले मलाई म्याथ पढाइदिन सक्छौ त हरिस?
2: पढाउन त पढाउला, तर तिमीले मैले भनेको कुरा मान्नुपर्छ, हुन्छ?
3: नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू भन्नुहोला। नाटकमा सोधिने प्रश्नको उत्तर दिएर तपाईँ विजेता नै बन्न सक्नुहुन्छ। रोपिगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सबभन्दा छिटो सही उत्तर दिन्छ त्यसमध्येबाट दुईजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुन्छ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा हामी एकजना सुपर विजेता घोषणा गर्छौं। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुन्छ। त्यति मात्र होइन, हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर उपहार दिइनेछ।
4: गत हप्ता सोधिएको प्रश्न थियो, तपाईँले भर्खरै सुन्नुभएको नाटकको नाम के हो? यसको सही उत्तर हो रोपेगुना फल। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत बाँकेबाट आसाराम थारू, सोलुखुम्बुबाट फिन्जा शेर्पा, डोटीबाट जुनकिरी थापा र डडेलधुराबाट सुभाष चन्द्र विश्वकर्मा विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, कुसुमको दाई सौगात कुसुमको विवाहको पक्षमा छन् कि विपक्षमा छन्? प्रश्न फेरि एकपटक, कुसुमको दाई सौगात कुसुमको विवाहको पक्षमा छन् कि विपक्षमा छन्?
5: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 3640 पठाउन सक्नुहुन्छ। साथै फाउन्डेसन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुनाफल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपे गुनाफलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 102।
2: खै एक्सरे गर्ने भने डाक्टर अहिलेसम्म आएन।
3: अँ भने हेल्थ पोस्टको मिसले एकपटक सदरमुकाम नै गएर जचाउनु भन्नुभयो, त्यही भएर आएको। खै नानीको पालामा त गाउँमै जचाएर भएको थियो।
2: कहाँबाट यहाँ के हो?
3: बड्डा चौरबाट।
4: ओहो, यहाँ किन यस्तो भिड तपाईँहरूको? तपाईँहरू बाहिर गएर बसिदिनुहोस् न एकछिन।
2: हुन् डाक्टर,
4: भनेको सुन्नु भएन तपाईँहरूले? बाहिर गएर बसिदिनुहोस् भनेको।
3: मेरो पालो त एक नम्बरमै छ।
4: त्यही पनि बाहिर गएर बस्नुहोस् न, म बोलाउँछु नि, नाम हुँदैन।
3: हस्,
5: छिटो गरे हुन्थ्यो, आफूलाई बस छुट्ला भन्ने पिर लागिरहेछ।
3: अब कति नै बेर लाग्ला र?
4: ल इन्दु भट्ट आउनुहोस् त। दाइ तपाईँ बाहिरै बस्दिनुहोस् न है।
5: किन, भित्र बस्नुहुन्न र?
4: ठाउँ सानो छ, अप्ठ्यारो हुन्छ नि। अब एकैछिन बाहिर बस्नुहोस् न, केही पऱ्यो भने म बोलाउँछु।
5: ल त ल,
4: यहाँ बेडमा सुत्नुहोस् त इन्दुजी। अब ल अलिकति पेटको यो भागको कपडा चाहिँ माथि सार्नुहोस् त। ल त्यहाँ स्क्रिनमा पनि हेर्नु है, तपाईँ पनि हेर्नु ल। यो पहिलो बच्चा हो तपाईँको?
3: होइन, एउटा छोरी छ।
4: अनि छोरी कति वर्ष कि बहिनी?
3: 22-23 महिना कि भाइ।
4: ओहो, अनि यति छिटो अर्को बच्चा जन्माउनु लाग्नुभएको, छिटो भएन?
3: छिटै भयो।
4: उमेर चाहिँ कति भयो?
3: 18 पुगे।
4: 18 वर्षमै दुईटा बच्चा त भएन है।
3: डाक्टर साहब।
4: हजुर भन्नु न।
3: छोरा छ कि छोरी?
4: के चाहियो छ तपाईँलाई?
3: छोरा नै छ हो डाक्टर साहब।
4: हेर्नुहोस्, तपाईँको गर्भमा छोरा छ कि छोरी छ भनेर चाहिँ भन्न मिल्दैन। अब हामीले भन्यो भने, इभन तपाईँले सोध्यो भने पनि कानुन लाग्छ, थाहा छैन तपाईँलाई। अनि तपाईँलाई त एक महिना अगाडि नै अल्ट्रासाउन्ड गराउनु भनेर लेखेको रहेछ, किन ढिलो आउनुभएको?
3: अब हाम्रो गाउँमा यस्तो सेवा नै छैन, सदरमुकाम आउने भने कहिले के नमिल्ने, कहिले के।
4: त्यसो भनेर हुन्छ त? यस्तो कुरामा पनि तपाईँ हेल्थ चेक नै गर्नुहुन्छ? तपाईँसँग अघि आउनु भएको को?
3: मेरो श्रीमान।
4: अब एक्चुली बोलाउनुहोस् त उहाँलाई।
3: अब उठ्दा हुन्छ?
4: हजुर हजुर, हुन्छ हुन्छ, उठ्नुहोस्।
3: सुन्नु त, एकपटक भित्र आउनु रे।
4: बस्नुहोस् त। हेर्नुहोस्, तपाईँहरूको बच्चाको विकास हुनुपर्ने जति भएन, अझ स्पष्ट भन्नुपर्दा उसको टाउको त विकासै भएको छैन। नर्मली यस्तो अवस्थामा हामी चाहिँ बच्चा नजन्माउनको लागि चाहिँ सल्लाह दिन्छौँ।
3: के तपाईँको मतलब, मैले यो बच्चा फाल्नु?
4: हेर्नुहोस्, म तपाईँको भावना बुझ्छु इन्दुजी, तर वास्तविकता त्यही नै हो।
5: पहिला त त्यस्तो कुनै पनि समस्या देखिएको थिएन, अहिले के कारणले यस्तो भयो डाक्टर साहब?
4: अब के कारणले भयो भनेर थाहा पाउन चाहिँ उहाँको सबै टेस्टहरू गर्नुपर्ने हुन्छ। अब हेर्नुहोस्, सानो उमेर छ,
5: हजुर,
4: त्यसमाथि पनि पहिलो र दोस्रो बच्चाको बीच पनि अन्तर देखिन्न, यही भएर पनि समस्या आएको हुनसक्छ।
6: कति मोबाइल खेला राख है, ला पैसा राख।
7: हजुरले नै राख्नु बुवा, मलाई अहिले चाहिएको छैन।
6: ल भन त मलाई, कहाँबाट ल्याइस यत्रो पैसा?
7: त्यही अस्ति नगरपालिकाले सम्मान कार्यक्रम राखेको बेला दिएको थियो कि, यो 25,000 नगद र उयो प्रमाणपत्र दिएको थियो। हेर्नु त, यो प्रमाणपत्रमा मेरो फोटो पनि राखिदिएका छन्।
6: सधैँ यस्तै राम्रो गर्दै जानु, क्रिकेट खेलेर यत्रो प्रगति गर्लास् भन्ने त लागेको थिएन, तैपनि गरिस, खुसी लागेको छ।
7: प्रगति गर्ने नगर्ने भन्ने त आफैमा भर पर्ने हो नि, होइन र बुवा? मेहनत गरे जे पनि राम्रो हुन्छ,

0: के भन्थे त?
1: त्यस्तै त खासै केही कुरा भएन। बुवालाई कस्तो छ भनेर सोध्दै हुनुहुन्थ्यो, मलाई पनि कहिले आउँछस्, बुवासँगै आएछ आउने बेला भन्दै हुनुहुन्थ्यो।
0: अस्ति तँलाई टिभीमा देखेको बेला तेरी आमा कम्ती खुसी भएको थिए त, पुरै छिमेकमा आयुष टिभीमा आएको छ हेर है भन्दै टिभी हेर्न लाउँदै
1: थिए। हो र?
0: हो त। अनि तेरो फोटो त पत्रिकामा पनि छाप्या रहेछ त, होइन?
1: हो, कसरी थाहा पाउनुभयो? मैले त भनेको थिइनँ त।
0: तेरी बहिनीले मोबाइलमा देखाउँदै थिए।
1: ए, नानीले फेसबुकबाट तानी होले, मैले फेसबुकमा हालेको थिएँ, त्यही होला।
0: त्यही त होला, मलाई त फेसबुक सेसबुक केही थाहा छैन। अनि तिमीहरू गेम खेल्न चाहिँ कहिले जान्छौ त?
1: खै बुवा, अब उनीहरूले नै फोन गरेर बोलाउने हो क्या रे, हेरौँ कहिले बोलाउँछन्। अर्को महिनातिर पो हुन्छ कि?
0: सम्झनाले दाइसँगै बसेर पढ्ने हो भन्दै थिए, तँ फेरि गेम खेल्न जाने कुरा गर्छ, कसरी हुन्छ त?
1: त्यो त म मिलाइहाल्छु नि बुवा, नानी आउने नै हो भने त बरु अलिक छिटो गर्नु पर्ला। यता भर्ना सकेर पढाइ सुरु हुन थालिसक्यो, तैपनि म भोलि कलेज गएर कुरा बुझ्छु।
0: बुझ्ने मात्र होइन है, मिल्छ भने बरु नामै दर्ता गरेर आए नि भयो नि।
1: हुन्छ। अनि उता तपाईँ पनि बिरामी, अनि आमा पनि उस्तै, नानी पनि यति आएपछि त कि तपाईँहरू पनि यति आउनु?
0: अब हेर, यतिका उमेरसम्म आफ्नै गाउँठाउँमा बसियो, यहाँको खेतीपाती रहनसहन छरछिमेकी सबै छोड्न कहाँ सकिन्छ र हो। अब यो उमेरमा यता र उता गर्दिनँ म, बरु तेरी आमाले आयुषसँग एउटा सल्लाह गर्नै पर्ने थियो भन्दै थिए।
1: कस्तो सल्लाह हो र?
0: अब कस्तो सल्लाह भन्नु, बुहारी भित्राउने रहर कहिल्यै पुरा नहुने भयो भन्दै तेरी आमा खालि मसँग गनगन गर्थे। ए, अब त सोच्नु पर्दैन आयुष।
1: अहिले त मैले त्यस्तो सोचेको छैन बुवा।
0: नसोच्या भए सोच्न त अब, सहयोग भने अप्ठ्यारै भए बेला गर्ने त हो नि। मेरो पनि यसपालि बुहारी भित्राउने ठुलो रहर छ हेर, गाउँमा एउटा राम्रो खानदानबाट कुरा आएको छ, केटी पनि लक्षण कि छ अरे, यसपालि चाहिँ नाइ नभने आयुष।
2: जगत दाई, तपाईँले चलाइदिनु न कार्यक्रम, मैले एक त चलाउनै जान्दिनँ, चलायो भने पनि सुहाउँदैन क्या।
3: ए, के नसुहाउनु नि, आफ्नो कार्यक्रम आफै चलाउनु त हुनु।
2: तेरी दाई, अब आफ्नो नारायण कर्मको पण्डित आफै हुने जस्तो कुरा नहरौँ न, तपाईँले यसो औपचारिक त निभाइदिनु न।
3: ल त, ल ल
2: ल, मिलाउनु मिलाउनु
4: ल। उपस्थित सबैजनालाई मैले एकैछिन यतातिर ध्यानकर्षण गराउन चाहे है। हाम्रो उत्सव भाइले यो माझकोटको सबैभन्दा ठूलो कुखुरा फर्म सुरुवात गर्न लागेकोले आज हामी सबै त्यसैको उद्घाटन गर्न जाँदैछौ। अब सबैभन्दा पहिला म संयुक्त रूपमा रिबन काटेर यो फर्मको उद्घाटन गरिदिनु हुन हाम्रो समाज विकास बैंकका माझकोट शाखा प्रबन्धक ललिताजी र वडा अध्यक्ष लालु भण्डारीजीलाई आग्रह गर्दछु।
5: यति राम्रो काममा मलाई उद्घाटन गर्न लागेको छौ, तिमीहरूको काम पनि सफल होस्।
4: ल, अब हाम्रो यो फर्मको सञ्चालक उत्सव भाइलाई पनि आफ्ना केही शब्दहरू राख्नको लागि एकदमै धेरै आग्रह गर्दछु। ल, औ भयो।
6: धन्यवाद जगत दाई। खासमा यो भाषण गर्नुपर्ने कार्यक्रम त होइन, तर पनि माझकोटमा पहिलोपल्ट यसरी ठूलो संख्यामा कुखुरा पाल्ने गरी व्यवसाय थालेका छौ, तपाईँहरूको आशीर्वाद पनि पाइयोस् र यसो हल्ला खल्ला पनि होस् भनेर उद्घाटन कार्यक्रम नै राख्ने सोचियो। वास्तवमा भन्ने हो भने म यो फर्मको सञ्चालक हुँदै होइन, यसको खास सञ्चालक अथवा प्रोप्राइटर रमा हुन्, र यो फर्मको नाम हामीले पूर्णिका एन्ड सन्देश कुखुरा फर्म राखेका छौ। आफू प्रोप्राइटर नभएपछि फर्मको बारेमा मैले धेरै बोल्नुभन्दा पनि वास्तविक हकदार नै बोल्दा उचित होला मान्दछु। धन्यवाद, धन्यवाद।
4: उसो भए रमा बहिनीलाई आफ्ना भनाइ राख्नुहुन्न र अनुरोध गर्दछु।
7: मलाई त बोल्नै आउन, खै के भन्ने, आफूलाई भन्न मन लागेको कुरा भन्ने त हो नि, खुलस त भन न रमा।
8: धन्यवाद जगत दाई। यो कुखुरा फर्म खोल्ने निर्णयसम्म आइपुग्दाखेरि चाहिँ हामीले यो जिन्दगीका धेरै उतार चढावहरू बोकेका छौँ। पालिकाले दिएको 12-14 कुखुराबाट ख्याल ख्यालमा सुरु गरेको हाम्रो यो व्यवसाय चाहिँ आज 2500 कुखुराको फर्मसम्म आइपुगेको छ, अनि बैङ्कको लोन, सरकारी अनुदान र हाम्रो लगानी समेत जोडेर करिब 25 लाख रुपियाँ चाहिँ यसमा लगानी भइसकेको छ। त्यसका साथसाथै अनि सरकारले सुरु गरेको महिला उद्यमशीलता कार्यक्रमले दिएको कर्जाले चाहिँ व्यवसाय सञ्चालन गर्न हामीलाई निकै नै सजिलो भएको छ। अहिले चाहिँ हामी

0: दुईजना कर्मचारी छ, आशा छ समय र परिस्थितिले साथ दिएसम्म पक्कै पनि सफल भइएला। हस्त, धन्यवाद।
1: एकछिन रमा बहिनी, महिला उद्यमशील कर्जा कसरी पाइने रहेछ त्यो पनि भनिदिनुहुन्छ कि?
0: सबभन्दा पहिला त फर्म वा कम्पनी दर्ता गर्नुपर्ने रहेछ, अनि आन्तरिक राजस्व कार्यालयमा पुगेर प्यान नम्बर लिनुपर्ने रहेछ नि। त्यसपछि चाहिँ कम आधार ब्याज दर भएको बैङ्कहरू हुन्छ नि, त्यही छानेर निवेदन दिनुपर्ने रहेछ, अनि आफू र घरको अन्य सदस्यहरूको नागरिकताको फोटोकपी पनि दिनुपर्ने रहेछ।
1: रमा बहिनीले भने जस्तो उद्यमी हुन चाहने महिलाहरूका लागि सरकारले ऋण, अनुदान, छुट जस्ता धेरै सहुलियतहरू दिने गर्दछ। अब कसैलाई इच्छा छ भने सानोतिनो व्यवसाय गर्न यसले निकै नै सघाउँछ है। अब अर्काको जागिरको मुख मात्रै ताकेर बस्न पर्ने समय होइन यो।
2: जगतै, मलाई केही कुरा बोलाउँ बोलाउँ लाग्यो, अलिकति बोलाउँ है।
1: ल ल ल, तिम्रै कार्यक्रम त हो नि। ल ल, यहाँ उत्सव भाइले फेरि केही थप्ने रे।
3: खासमा रमाको पनि जाहिर खाने ठुलो रहर थियो। पटक पटक गरेर तीन चार ठाउँमा जाहिर पनि गरिन्, तर जागिरमा आफ्नो इच्छा अनुसारको समय पनि नहुने, तलब पनि खासै नहुने, अनि रमाको यात्रा यतातिर मोडियो।
0: यो सबै उत्सवको दिन हो नि, उत्सवले व्यवसाय गरौँ भनेर नहोसाएको भए म एक्लैले आँटै गर्न सक्दिन थिएँ नि।
4: यसरी व्यवसाय बन्ने आइडियाहरू हामीलाई पनि सिकाउनु पर्यो है।
5: त्यही त, प्रगति होस् त यस्तो, यसरी दिन दुई गुना रात चौगुना ढावा चलेकै छ। कुखुरा फर्म यत्रो भएको उत्सव र रमालाई योभन्दा अरू के प्रगति चाहियो?
4: त्यही त,
5: गजब छ ल।
4: त्यही त, योभन्दा बढी के चाहियो त नि?
6: खास कुरा त काकाले भन्नु नै भएन अझ।
5: के कुरा हो त्यस्तो खास?
6: हिजोसम्म जागिरको खोजीमा बहुतारिने रमा आज आफै फर्मको प्रोपाइटर छिन्। त्यसमा पनि दुई दुईजनालाई त उनले अहिले नै रोजगारी दिइसकिन्। फोनको लागि त योभन्दा खुसीको कुरा अरू हुनै सक्दैन नि, होइन त रमा?
7: नमस्ते, म सुयानी पौडेल पाल्टाबाट। म ऋतुजना फलको नियमित श्रोता। मैले साङ्क एकदेखि अहिले 101 मैले पुरै सुनेकी छु नछुटाइकन। ऋतुजना फल एकदमै राम्रो छ, मलाई धेरै नै मनपर्छ यो नाटक। अङ्किकनी यन्त्रणाले सृष्टि नाटकहरू उत्पादन गरिरहोस् र ऋतुजना फलले अझै पनि सफलता प्राप्त गरोस्। यसको धेरै अङ्कहरू सुन्न पाइयोस्। यो नाटकले धेरै सन्देशमूलक घटनाहरू समावेश गरेको छ। यसको पात्रहरू त्यत्तिकै उत्कृष्ट हुनुहुन्छ। यसको विषयवस्तु एकदमै उत्कृष्ट लाग्छ मलाई।
8: गत हप्ता सोधिएको प्रश्न थियो, कुसुमले प्रदेश स्तरीय कविता प्रतियोगितामा प्रथम भएर कति रुपियाँ पुरस्कार जितेकी छिन्? सही उत्तर हो 50,000। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत बाजुराबाट दीपशिखा शाह, नुवाकोटबाट सुरक्षा नेपाली, इलामबाट समन राई र मोरङबाट किरण बस्नेत विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने सबैजनालाई धेरै धेरै धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, गर्भमा रहेको बच्चा छोरा हो कि छोरी भनेर छुट्याउनु कानूनी अपराध हो कि होइन? प्रश्न पुनः एकपटक, गर्भमा रहेको बच्चा छोरा हो कि छोरी भनेर छुट्याउनु कानूनी अपराध हो कि होइन? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: हेर्दै दुई वर्ष कि भइहाल्यो नै पूर्णिका.
1: हो नि दाई, जन्मेपछि हुर्किन कति बेर लाग्दो रहेछ र बच्चालाई.
2: मैले
1: त जिस्काको मात्रै हो क्या. ललिउ जोयसी, यो चाहिँ तिमीलाई.
3: अनि टिको लगाउनु पर्दैन कन्ने केटीको जन्मदिनमा? त टिको लगाइदिएर दान दक्षिणा दिएर मात्रै खाने हो जे जे खाए
4: पनि.
1: काकाको कुरा पनि ठिक हो है, आफ्नो राम्रो संस्कार र चलनलाई त मान्नै पर्छ.
3: यो त पुस्ता पुस्तामा सार्दै लानुपर्छ. खै त हजुरआमा, हजुरआमाले दियो बालेर टिका लगाइदिनु पर्ने सुरुमा घरकै मुली मान्छे देख्दिनँ म. कहाँ जानु हो खै?
5: मेरो के भाउ छ र यहाँ? म नभए पनि चलेकै छ त सबै.
6: आमा आउनु न, टिका तयारी छ, तपाईँले लगाइदिनु न, अनि केक खाउँला सबैले.
5: केक सेक त काटिसक्यो, अब टिका पनि लगाइदेऊ न तिमीहरूकी छोरीलाई, तिमीहरू आफैले.
1: धेरै भाउ नखोज्नु न भने, टिका लगाइदिए त भयो कि नि. ए आमा पनि
5: के आमा, तेरो यहाँ आमा हुँ म के भनेदेखि, सोमत नभएको स्वाट.
6: यस्तो रमाइलो खुसियालीको बेलामा त नरिसाउनु भयो हुने हो आन्टी.
1: चित्त चाहिँ केमा बुझेन आन्टीको?
5: के चित्त बुझ्ने गरेका छन् र? यस्ता धेरै ढसा पारेको स्वाङ रचेको राम्रो होइन के?
1: होइन कसले के स्वाङ रच्यो भने फेरि?
5: बर्थडे मनाउने, खुसियाली मनाउने, खसी काट्ने, भोज भतेर गर्ने त छोराको बिहामा हो.
6: अरे
5: एक त छोरी मान्छे, त्यसमाथि संसारै
6: नदेखि
5: बर्थडेमा नौटङ्की गर्नुपर्छ र?
1: तपाईँ जे मुहा आयो त्यही नबोल्नु न आमा. बस्न मन छ भने यहाँ थुपुक्क बस्नु, नभए आफ्नो कोठामा गएर बस्नु त.
7: भोभो उत्सव आमासँग त्यसरी नबोल नि.
3: मान्छेलाई आफूलाई लागेको कुरा भन्न दिनुपर्छ के, झगडा गर्ने होइन.
5: झगडा सगडा केही होइन के भनेदेखि, खाने बहाना नै चाहियो भए अरू हजार बहाना भेट्दा हुन्. उतै धावा सावातिर भोज भतेर गरे हुन्थ्यो नि. मेरै आँखा अगाडि यो भाग्यले ठगे कि अभागिनीको जन्मदिन भनेर तामझाम गरेको चाहिँ पचाउनै गाह्रो भयो के लालु बाबु मलाई.
1: अब चाहिँ अति भयो आमा, मैले मेरै पैसाले मेरो छोरीको जन्मदिनमा खुसियाली पनि मनाउनु नपाउने अब
5: के भनेदेखि, धेरै खुसियाली मनाउने, रमाइलो मनाउने भनेर फुरफुर नगर. फुरफुरे बानीले छिट्टै शोक मनाउनु पर्ने दिन पनि आउन सक्छ यहाँ.
1: क्या भन्नुभयो तपाईँले, फेरि भन्नुहोस् त.
6: आमाले जे पायो त्यही नभन्नु त. उच्च
1: आमा हुन्, एक दिन त मनमा हरि पलाउला नि भनेर चुप लाएर बस्यो, रात दिन यही छोरीलाई जे पाए त्यही भनेछ, जे पाए त्यही भनेछ. कति सहनु मैले मात्रै,
5: जे देखे त्यही भने.
1: तिम्रै आँखा मात्रै राम्रा, तिमीले मात्रै देख्न सक्छ सबै जे पायो त्यही. तिम्रा यी आँखा सधैँभरि यस्तै चम्किला भइरहन्, हामी आजदेखि यो घर छाडिदिउँ ल भयो.
3: होइन के भन्छ यो उत्सव?
1: जुन घरमा आफ्नै सन्तानको अपमान हुन्छ उसको शरीरको खोटलाई अभागिर सबै भनेर हेप्याछ. त्यस्तो गरेर किन बस्नु म पनि? हामी आजै निक्लिन्छौँ अनि दुइटै आज भकाँदै कतर्दै हसुर्दै बस्नु तपाईँ आमा.

0: खाला से खाला आउँदै त छु नि, जति खाए पनि पुग्दैन है तँलाई। ल घिच ल पानी पनि खा।
1: बोतलको पानीले आँखा सन्काइ सनिले इज्जत गयो पिउने पानीले।
0: आज त दिउँसै धोकेर आइपुग्यो।
1: बोतलको पानीले आँखा सन्काइ सनिले।
0: ओइ लल्ला खाल्टो छ त्यहाँ। मैले भन्दै त थिएँ कति चाहिँ धोक्या होला, यत्रो ठुलो खाल्टो पनि नदेख्ने।
1: मलाई कसले धकाल्यो मलाई यहाँ, कसले धकाल्यो?
0: आफू आँखा हेरेर हिँड्नु छैन, कसले धकाल्यो कि आँखा साखा पनि भट्टीतिर छोडेर आयो?
1: जानी जानी मलाई खाल्टा खसाल्ने त अझ आँखा हेरेर हुन्छ?
0: बढी कुरा नगर है, मैले कसरी खसाले तिमीलाई खाल्टोमा?
1: मलाई मलाई मलाई पहिला बाहिर निकाल नि भन्छु।
0: लागिरहेछ
1: निकालिदिनु, तैँले ननिकाल्दैमा नेत्र हिलैमा गाडेर बस्छ भन्ने सोचेकी होलिस होइन? ए
0: ए भगवान्, हुती भन्दा कुर्ती बढी भने यही हो, खुट्टा सोझो गरेर टेक्न सकेको छैन। गाह्रो भएपछि अय भन्न पनि नपाउने मैले, आफूलाई कमर दुखेर सिधा गर्न नहुने भएको छ।
1: धन्ना दुख्दो रहेछ है तेरो त्यो कमर पनि, के किन नाच्दा नाच्दा कमर हल्लाएर नाच्छ?
0: हेल्थ पोस्टको मिसले एकपटक जचाउन मास्कोट जानु भनेछ भनेर भनेको भनै छु, उसलाई चाहिँ केही मतलब छैन।
1: के भएको छ र तँलाई, बिहान बेलुका एक थाल भात हसुरेकै छस्? सन्चो सन्चो छैन भन्ने त तेरो बानी नै भइसक्यो, मलाई त देख्नै हुन्न। तँलाई एउटा न एउटा कुरा भइहाल्छ
0: ठुक्क, दुई जु भएको बेलामा जाबु भात खाएको पनि हिसाब किताब राख्ने, यस्ता पनि पोइरे।
1: रात दिन दुःख गरेर पैसा कमाएर ल्याउने म, अनि मैले हिसाब ल्याएर राख्न नपाउने भन्ने छ?
0: ए घर परिवारले भात खाएको हिसाब राख्ने, भट्टीमा गएर कुकुरको मुतमा कति पैसा सकाइसक्छौ, कहिले त्यसको हिसाब किताब राखे?
1: सकाए पनि आफैले कमाएको पैसा सकाए, तेरो बाबुले दिएको छैन क्या अरे?
0: अब हुँदा हुँदा तिमीलाई कुकुरको मुत घिच्न मेरा बाबुले पैसा दिन पर्ने?
1: नेत्रका हात खुट्टा अहिलेसम्म तगडाले छन् बुझिस, म आफै कमाउँछु आफै उडाउँछु।
0: तिमी त उडाइहाल्छौ नि, आफूलाई व्यवहार कसरी गरौँ भन्ने छ? खै चामल सकिन लागेको छ, चामल किन्ने पैसा देऊ।
1: दिन्छु पैसा बुल, तैँले चाहिँ मलाई दिएन अस्ति, मसँग जबरजस्ती गरेर खोसेर लगाएन पैसा, खै त्यो
0: त्यो पैसा त सकिहाल्यो नि।
1: तिन तिन हजार दुई दिनमा सकिन्छ?
0: किन सकिँदैन, जहाँसुकै उधारो कारोबार गर्नुपर्छ, जाबु त्यति पैसाले के नै हुन्छ र?
1: तँलाई जति पैसा दिए पनि पुग्दैन, उधारो तिर्नलाई एक हप्ता अघि मात्र मैले पैसा दिएको थिइनँ र?
0: जाबु त्यो एक हजारले कता तिर्ने, घरको खर्च कति छ थाहा छैन तिमीलाई?
1: हेर अरू कुरो मलाई थाहा छैन, मतलब पनि छैन, मैले राख्न दिएको पैसा मलाई फिर्ता गरिहाल।
0: नकराऊ है पर्दा, छैन पैसा छैछ।
1: कहाँ जान लाग्यो कहाँ जान लाग्यो खुरुकै दिए
0: उता देऊ,
1: यहाँ दिए भन्दैछु मैले तँलाई, अहिले तैँले तैँले मलाई ढकाल्ने, म तैँले मेरो हात नभेटेर चढेकी कि तँलाई तँलाई यही नभेटेको होइन, तैँले यही नभेटेर होइन, तँले नेन गरेर मसँग

0: के भयो आयुष, बस्ने हो र?
1: एकछिन बसौँ न, लास्टै थकाइ लाग्यो भने।
0: अनि तैँले त साइकल नन स्टप स्पिडमा चलाइरहेछस् त, मलाई त भेट्नै दिँदैनस् है।
1: साइक्लिङ गर्ने भनेर हिँडेपछि अलिअलि त चलाउनु परिहाल्यो नि। खै तेरो ब्यागमा पानी छ होला? त्यो त
0: छ। ए ला, ए सबै सकिस् क्या हो, मलाई पनि राख्दैन थोरै
1: छ। इला, कसले फोन गर्छ बिहान बिहानै? हेलो, हजुर हजुर, म बोल्दैछु। को बोल्नु भयो र? ए ए, ल ल ल, धन्यवाद दाई। हस् हस् ल।
0: ए को आयुष?
1: त्यही बिपिन दाई रहेछ। ल बधाई छ, तिम्रो पत्रिकामा पनि अन्तर्वार्ता आएको रहेछ भनेर फोन गर्नुभएको।
0: तेरो पत्रिकामा अन्तर्वार्ता आएको छ र? कुन पत्रिकामा हो भन् त, म अहिले लिएर आउँछु।
1: के थाहा त, मैले पनि भर्खरै थाहा पाएछु अनि।
0: ए यस्तो त मान्छे छ, अन्तर्वार्ता कहाँ दिएको भन्ने पनि थाहा छैन, आएको नआएको पनि थाहा छैन।
1: यहाँ मान्छेलाई कुन तनाव छ, तैँले पत्रिकाको कुरा गर्छ सर।
0: के को तनाव फेरि, अझै रोहन जेल गइसक्यो त, अझै पनि तनाव नलेन यार।
1: जेल गयो भनेर हुन्छ र? केटाहरू लगाइरहेछ भन्छन्।
0: ह्या त्यस्ता मुला जेल छिरा मान्छेको पछाडि को लाग्छ र? को केटा हुनु, केही हुन छाड्दे, केही परेपछि म छु नि। ए टेन्सन नगर्न, साथीको लागि यो ज्यान हाजिर छ क्या।
1: ए ल भो, धेरै गफ नदे, परे होला सात कोस भाग्ने होला।
0: के भन्यो तैँले, थारूको बच्चा हौ, धेरै कमजोर नठान्ने यार।
1: नरिसा न, के भन्छस् भनेर भनिदिएको त।
0: ह्या रिसा छैन, जाने होइन अब।
1: त यता लाग्ने म उतातिर, त जाने भए जा, म एकछिन बस्छु नि।
0: ल म गएँ।
1: ल ल, अनि दिउँसो फोन गर है।
0: ओके।
2: अरे आयुष, के हो यस्तो, म त एकछिन चिन्न सकिनँ त।
1: किन, अब मलाई चिन्न पनि छोड्यो र?
2: त्यस्तो होइन कि, अब कहिले नआउने मान्छे बिहान यसरी बाटोमा देख्दा त पत्यारै लागेन। अनि त्यो जाने किसान होइन?
1: त्यही हो, हामी बिहानै साइक्लिङ गएको थियौँ अनि यसो थकाइ लागेर प्रतीक्षालयमा बसेको।
2: ए जाउँ हिँड हाम्रो कोठामा, चिया खाएर जाउला।
1: भइग, तिमीलाई नि रुगा लागे जस्तो छ, रुममा पनि दाई आएको छ, आन्टी छ भन्दै थियो, फेरि के भन्लान्?
2: ए के हुँदैन के, दाई त मर्निङ वक जानु भएको छ, जाउँ न हिँड।
1: होस्, समय मिलाएर पछि आउला नि।
2: आयौ तिमी, मेरो कोठा जानुपर्छ भनेर होला, यो बाटो त हिँड्दैनौ।
1: त्यस्तो नसोच न रोजिना, तिम्रो कोठा आउने, तिमीसँग बस्ने के मलाई मन लाग्दैन होला र?
2: अनि किन आउँदैनौ त?
1: तिम्रो त्यो छुच्चो दाईले तिमीलाई फोक्कड गाली गर्छ, मेरो कारणले तिमीलाई किन अप्ठ्यारो पार्नु?
2: कुरा गर्न त खुब जाना छ है, खै अलु त सर।
1: अहिले कसैले देख्यो भने?
2: ल देखि के भयो त, अनि हामीले के गराएछौ र? माया गर्ने मान्छेसँग एकैछिन बस्न पनि नपाउनु।
1: पत्रिका पनि ल्याएछौ त, कुन पत्रिका हो खै?
2: नयाँ अक्षर हो, किन पढ्ने हो र?
1: खै देऊ त, बसन बस। खोइ छैन त,
2: के खोजे यसरी?
1: मेरो अन्तर्वार्ता छापेको छ भन्दै थियो।
2: तिम्रो अन्तर्वार्ता रे, के हो तिमी त ठुलै मान्छे भयो कि क्या हो, भेट्यो?
1: ए यहाँ पो रहेछ, हेर त रहेछ न।
2: खै खै हेरौँ। अनि फोटो चाहिँ किन यस्तो पुरानो दिएको त?
1: मैले फोटो त दिएकै छैन, फेसबुकबाट निकालेछन् नि।
2: तर पुरानो भए पनि कस्तो राम्रो देखाएछ। तिमीलाई एउटा कुरा भनौँ?
1: भन न।
2: तिमीलाई यो कपाल माथि फर्काएको अनि हल्का जुङ्गा राखेको कस्तो राम्रो देखिन्छ नि।
1: हो र? तर तिम्रो दाइले चाहिँ किन होला है मलाई देखि नसक्नु भएको?
2: खै त्यो त के छ,
1: यदि हाम्रो सम्बन्धलाई तिम्रो दाइले कहिले स्वीकार गर्नु भएन भने हामी के गर्ने होला?
3: नमस्ते, मेरो नाम दीपक गौतम, सुर्खेत जिल्ला चौकुने गाउँपालिका वार्ड नम्बर 1। म रोपे गुना फल्स नाटकको नियमित श्रोता, मलाई यो नाटक धेरै मनपर्छ। म एक दृष्टिविहीन पनि हो, साना साना भाइ बहिनीहरूलाई पढाउने काम पनि गर्छु। विभिन्न शारीरिक समस्या भएका भाइ बहिनीहरू छन्, उनीहरूलाई कस्तो खालको व्यवहार गर्ने भन्ने कुरा मैले रोपे गुना फलबाट सिकिरहेको छु। मेरो एउटा सानो छोरी छ, उसलाई भविष्यमा कसरी बढाउने, कसरी पढाउने, कसरी लेखाउने र उसलाई कसरी शिक्षा दीक्षा दिने र उसको जीवनको कसरी असल अभिभावक बन्ने भन्ने कुरा पनि मैले रोपे गुना फलबाट सही समयमा सिक्ने स्वर्णिम अवसर प्राप्त गरेको छु।
4: गत हप्ता सोधिएको प्रश्न थियो, प्रदेश र संघीय तहको निर्वाचन कहिले हुँदैछ? यसको सही उत्तर हो मंगसिर 4 गते। सही उत्तर पठाउने मध्ये गोलापर्था मार्फत रुकुमबाट तृप्ति मगर, बैतडीबाट दिहांश महर, प्युठानबाट बालिका सुनार र दैलेखबाट शमशेर सिंह विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने सबैजनालाई धेरै धेरै धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, बड्डाचौरमा कञ्चनको विवाह कसले रोक्न खोजिरहेका छन्? प्रश्न पुनः एकपटक, बड्डाचौरमा कञ्चनको विवाह कसले रोक्न खोजिरहेका छन्? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 53।
2: अब यसरी ढक्कन लगाइदिएपछि कसरी खाँदो रहेछ मुसाले म पनि हेर्छु।
3: पहिल्यै यस्तै गरेर राखे भए त भइहाल्थ्यो नि, होइन खुसबु?
2: त्यही त भन्छु, बाबाले पसलको सामान केही ध्यान दिने होइन, खालि सामान खुले पार्दै हिँड्दै हो जहिले। आज तिमीलाई चाहिँ थ्याङ्क यू है आयुष।
3: के को थ्याङ्क यू हो र?
2: सामान मिलाउनमा हेल्प गर्यो नि, तिमी नभएको भए त यत्रा बोरा कसरी उठाउँथे होला र?
3: यस्ता कुरामा नि थ्याङ्क यू भन्नुपर्छ र, साथी साथीमा अलिअलि त भइहाल्छ नि।
2: धन्न तिमी टुप्लुको आइपुग्यो र सामान मिलाउने बेला सजिलो भयो। साथी कतै जान लागेको थियो र?
3: होइन, तिमीलाई नै भेट्न आएको यहाँ। ए ल्याउ।
2: के हो यो?
3: खुवा हो।
2: खुवा रे? अनि कहाँबाट ल्यायो त यो?
3: अस्ति मम्मीले पठाइनु भएको थियो, जहिले बिर्सिराख्ने रहेछु, अनि आज चाहिँ सम्झेरै ल्याइदिएको।
2: थ्याङ्क यू है आयुष। बाई द वे, मलाई यो खुवा लास्टै मनपर्छ।
3: थाहा छ मलाई।
2: तर एउटा कुरा अलि बुझेन कि मैले आयुष।
3: के कुरा हो र?
2: तिम्रो घर कहिलेबाट विलासनगर डेरी उद्योगमा आएछ? उद्योग मम्मीले नै चलाउनुहुन्छ हो?
3: के भन्यो, मैले कुरै बुझेन नि।
2: यो बट्टामा त विलासनगर डेरी उद्योगबाट निर्मित शुद्ध खुवा लेखा छ त, हेर त।
3: ए, नामै लेखा रहेछ। तिमीलाई किन झुट बोल्नु र? घरबाट पठाएको खुवा अलि बिग्रेछ, अनि डेरीबाटै किनेर ल्याइदिएको।
2: ए, अनि डेरीबाटै ल्याएको भने भइहाल्थ्यो नि। तर ठिक छ, कहाँबाट ल्यायो भन्दा पनि सम्झेर ल्याइदिए खुसी लाग्यो।
4: हेलो खुसबु, के छ हालखबर?
2: ठिकै छ, के दिउँ?
4: अहिलेलाई यसो आधा किलो चिउरा दिइराख न।
2: अनि
4: पर्दैन अहिलेलाई, कति भयो पैसा?
2: 60 रुपियाँ देऊ न।
4: ल 60। ल खुसबु भाइ, बाइ बाइ।
2: ल ल।
3: के हो, ग्राहक त खतरा खतरा आउँदो रहेछ नि त, पुरै बाहिरैबाट हेलो खुसबु गर्दै।
2: होइन, यो मान्छे यस्तै छ, त्यही तिम्रो विवेक दाई पाराको केटी देख्यो कि मस्किन थालिहाल्छ।
3: मलाई नि त्यस्तै लाग्यो, कहाँको मान्छे रहेछ?
2: ऊ त्यही त्यो ग्यारेजवाला घरबेटीको छोरो हो, प्रायः उधारोमा सामान लाने गर्थ्यो, आज त पैसा दिएर गयो।
3: तिमीलाई देखेर होला नि मक्क परेर पैसा दिएको।
2: चुप लाग, तिमीले फेरि यस्तो फाल्तु कुरा गर्न कहिलेबाट सिक्यौ?
3: बजारमा घर पसल भएकोलाई त के छ र, बसेका छन् खाएको छन्।
2: भन्ने मात्र हो, एउटा साबुन किनेर 10 रुपियाँ उधार राखेर जान्छ।
3: तैपनि पैसा नभएर हामीलाई जस्तो तनाव त हुँदैन नि।
2: के तनाव भयो र तिमीलाई?
3: के भन्ने, भनेको बेला घरबाट तिर्न पनि गाह्रो हुन्छ, अलिअलि पैसा भएपछि यसो केहीमा लगानी गरौ कि भने कहिल्यै पैसा नहुने भयो।
2: केमा लगानी गर्ने मन गर्यो र आयुष?
3: यसो सेयर बजारमा लगानी गरौ कि भनेर, बरु पैसा छ भने हल्का सहयोग गर न खोज्बु।
2: कति चाहिएको हो र?
3: त्यस्तै 8-10 हजार भए पुग्छ अहिलेलाई, आइपिओहरू आइरहेको रहेछ त्यही भएर।
2: ए, अनि डिम्याट अकाउन्ट खोला छौ त?
3: डिम्याट? त्यस्तो त्यस्तो त छैन त मसँग त।
2: अनि अकाउन्ट नै नखोलेर लगानी हुन्छ त कहीँ? नढाटी भन त, तिमीले सेयर बजारमा त होइन अन्तै खर्च गर्दैछौ, केमा खर्च गर्न लाग्छौ भन त आयुष।
5: जति गहिरो फेवा ताल, त्यति गहिरो हाम्रो माया जाल।
6: ओ रमा बहिनी, कति मिठो स्वर तपाईँको! तपाईँले यति मिठो गीत गाउनुहुन्छ भन्ने कुरा मलाई आजसम्म थाहा थिएन भने।
5: ए जगत दाई पो,
6: यति प्रेमिल गीत, यति चिटिक्क परेर ऐना हेर्दै गाउनु भएको छ
5: दाई पनि।
6: अनि उत्सव भाइले देखिन नि बहिनी, कि कुखुराको खोर भित्रबाट अहिले बनै मा शीतलु छायाले हो भन्दै निस्किने त होइन नि?
5: कहाँ खोरमा हुनु दाई, उत्सव त ढावातिर गएका छन्, अनि आमा पनि समूहको बैठकमा जानुभएको छ, सन्देश स्कुलमा, घरमा त छोडेर म मात्रै।
6: ए तर रमा बहिनीको स्वर चाहिँ असाध्यै मिठो है, फेरि एक लाइन गाइदिने हो कि?
5: दाई पनि गाउनै आउँदैन मलाई।
6: अब यति मिठो स्वर सुनेपछि सानी मात्रै होइन ठुल्ठुला पनि मक्ख पर्छन् नि बहिनी, होइन र छोली? उसलाई पनि मेरो कुरा मन पर्यो। जे होस्, आमा छोरी दुवैको स्वर मात्रै होइन रूप पनि उत्तिकै उज्यालो छ के।
5: दाई पनि बच्चा बच्ची सबैका मुख त उज्यालै हुन्छन् नि।
6: त्यो पनि हो हुन त, तर तपाईँ पनि भर्खरकी जस्तो देखिनु भएको छ। दुईवटा बच्चाको आमा भनेर त कसैले पनि पत्ताउन नै।
5: उमेरले भर्खरै भए पनि व्यवहारले बुढो बनाइसक्यो दाई। अब त यसो रोजीरोटीकै लागि भए पनि केही कामकाज गर्न पाए हुन्थ्यो बरु।
6: भनेपछि जागिर खाइराखेका मान्छेलाई फेरि जागिर खान मन लाग्यो जस्तो छ है।
5: अँ दाईले कस्तो मन के कुरा बुझ्नुभएको, लेखक भनेको चाहिँ लेखकै हो है।
6: त्यति त म पनि बुझिहाल्छु नि।
5: साँच्चै दाई, ललिता दिदीले हजुरसँग मेरो बारेमा केही कुरा गर्नुभएको थियो?
6: तपाईँको कुरा तर के कुरा सिरियस थियो र?
5: होइन होइन दाई, सिरियस होइन, यही कामकै कुरा कि दिदीसँग नि भनेको थिएँ मैले।
6: ए त्यस्तो त केही कुरा पनि भएको छैन हाम्रो।
5: नानी पनि 7 महिना पुग्छ, अब बिस्तारै हुर्किहाल्छ, कतिन्जेल खाली बस्नु भनेर नि दाई।
6: कुरा त ठिकै हो, ललिताले पनि त्यस्तै 5-6 महिनाबाटै सुरु गरेकी हुन्।
5: त्यही भएर मैले पनि जागिर खोजिरहेको दाई।
6: तर मेरो पो पेसा सजिलो थियो, घरमै बसेर छोरीहरू हेर्दै लेख्ने गर्थे।
5: तपाईँ जस्तो श्रीमान पाउने ललिता दिदी त एकदमै भाग्यमानी हुनुहुन्छ नि। हुन त हाम्रो पनि उत्सव छन्, आमा हुनुहुन्छ, दुईजनाले एउटा नानी त हेरिहाल्नुहुन्छ नि, सन्देश त हुर्किहाल्यो।
6: उत्सवले छोरी हुर्काउने काममा भने साथ दिएकै होला नि होइन?
5: बेला बेलामा छोरी हुर्किसकी मेरो काम सकियो भन्ने गरे पनि अहिलेसम्म चाहिँ राम्रै साथ पाएकी छु दाई मैले।
6: ल ठिक छ, म कतै कुनै काम भयो भने भनौँला नि है। बरु यसबारेमा तपाईँले उत्सवसँग अनि निम्कोली आन्टीसँग सल्लाह त गर्नुभएको छ नि?
5: यसमा के सल्लाह गरिरहनु पर्छ र दाई, पहिला पनि काम गरेकै हो नि।
6: त्यही पनि यसो घर सल्लाह गर्नुभयो भने विवाद बढ्दैन नि।
5: त्यो त हो, अप्ठ्यारो नमान्नु होला है दाई, पैसादेखि जागिर खोज्ने कामसम्म तपाईँलाई नै भन्छौँ हामी त, आमाले पनि उल्टै तपाईँहरूलाई नै देखिसक्नुहुन्न फेरि।
6: बुढाबुढी मान्छे त्यस्तै त हो नि।
5: एउटा कुरा भन्नु दाई।
6: भन्नुहोस् न।
5: तपाईँले मलाई तपाईँ भनेको कस्तो कस्तो अप्ठ्यारो लाग्छ भने, तिमी भन्दा भइहाल्छ नि, म त तपाईँभन्दा उमेरले पनि धेरै सानो हो नि।
6: अब एकाएक तिमी भन्दा भन्नेलाई त अप्ठ्यारो, सुन्नेले झन् कसरी लिने हुन् फेरि।
5: हामी दुई बिचको कुरा दुनियाँलाई के मतलब, यसमा पनि दुनियाँले कसरी लिने हुन् भनेर चिन्ता मान्नु त।
7: देवी दिदी छिटो गरौँ न, घरको काम त्यत्तिकै छ। आ नकराई रिता, जा अब महिनाको एक दिन भेला हुँदा पनि घर नै बित्छ है तँलाई। तपाईँको पो घरमा बुहारी छे। गर्छे त्यसले, कसैले नपाएको छोरी पाकी छे, अलिकति काम गर्नु पर्यो कि थकाइ लाग्यो भन्न थालिहाल्छे।
8: सासु सहने भएर नि, मेरो जस्तो सासु पढ्नुपर्ने इन्दुलाई अनि थाहा पाउँथे।
7: हरे फेरि सुरु भयो है तपाईँहरूको गनगन। लौ न गफ मात्रै गरेर नबसौ न, पैसा दिँदै गर्नु त, म टिप्दै जान्छु। कस्तो हतार गरे कि रिता, आमा समूहको बैठकको नाममा महिनाको एकपटक भेला हुनु छ, त्यही पनि हतार गर्छौ। अरूहरू आउँदैछन्, एकछिन पख न।
9: आ भन्या समयमा कोही आइपुग्दैनन्, आफूलाई यहाँ कस्तो बितिसक्यो।
7: हरे कसैको नभएको घर, ए जालिस है एकछिनमा।
8: हामीले बस बस भनेर मात्र हुन्छ र, उसको पैटिल्ल परेर घर आइपुगेर खोज्ला, अरू आउँदै गर्छन्, हामी यहाँ भकाले पैसा दिँदै गरौँ न। हिसाब खातामा पैसा चढा न त रिता। ल मेरो 500 रुपियाँ।
7: ए रिता लाऊ त लाऊ, मेरो पनि लेख। हरे हेर यो घनश्यामको ताल खत्तमै भएर गयो। त्यही त, पहिला त तास मात्र खेल्थ्यो, अहिले त बिहानैदेखि टिल्ल परेर हिँड्या मात्र देख्छु।
9: तिनको कुरै गरेर साथ दिए छैन, पहिला जुवा खेलेर सम्पत्ति सिद्ध्याए, अहिले सम्पत्ति सक्या पिरमा रक्सी हारे हिँड्छन्। पोइबाट कहिल्यै सुख नहुने भयो मलाई।
8: सम्पत्ति पनि थोरै सकाएको हो र भने, त्यत्रो खेत सबै बेचेर खायो, अहिले पछुतो मानेर के काम।
7: पछुतो नि के लाग्यो होला र खै, जोड्याले जाँड खाने बहाना खोज्या होला नि।
9: पहिला त त्यसरी रक्सी खाँदैन थियो है प्रेम कुमार दिदी।
7: अँ हो नि, आमा पनि सानैमा बितिन्, राम्रो नराम्रो सिकाउने मान्छे कोही भएन त्यसलाई।
8: त्यसो होइन दिदी, बिग्रिने मान्छे त्यसै पनि बिग्रिन्छन्।
7: आमा बाउले सकेसम्म छोराछोरीलाई तल नै लगाएर राखेका हुन्छन् के कान्छी, अब स्वाइनीले लोग्ने तलाउने कुरा आएन, त्यसमाथि पनि रिता जे भने पनि सहने खालकी छ
8: खै। आमा बाउ भएका छोरछोरी पनि बिग्रेर हिँड्या देखा छ हामीले। अरूले भन्न सजिलो छ दिदी, फेरि तपाईँका छोराछोरी पनि गतिटा त होइनन् है।
7: किन त्यस्तो भन्छ है कान्छी माया, मेरो छोराछोरीले के गरेर त्यस्तो
8: सौगातको कुरा गरेको होला के, छोडिदेऊ।
7: छोरो मान्छे हो, मन पर्या केटी मन पर्यो भन्यो, के गल्ती गर्यो र। हामीले हुँदैन भनेपछि अहिले खुरु खुरु आफ्नो काम गरेका छ बसिया छ, कसैलाई के भयो।
8: छोरा मान्छे हो भनेर सौगातको ओढ त ढाक्नु भयो दिदी, छोरीलाई चाहिँ अलि सम्हालिन सिकाउनु भएको भए हुन्थ्यो, छोरी मान्छेको इज्जत त एकपटक गएपछि फर्काउन गाह्रो हुन्छ है।
9: होइन, मैले तिम्रो कुरा साँच्चैकै बुझिनँ। कुसुमले गरी चाहिँ के कस्तो थाहा नपाएको जस्तो गरे प्रेम कुमार दिदीले? गाउँले थाहा पाउने, आफ्नै घरकाले थाहा नपाउने, त्यस्तो नि हुन्छ र भने होइन त गुणदेवी दिदी?
10: ए बाबा, भयो के भयो, छोडिदेऊ।
9: होइन, यिनीहरूले कुसुमको बारेमा के कुरा गरेका गुरुदेवी दिदी, तपाईँलाई थाहा छ र केही?
10: लौ, कुसुम र एउटा केटो इन्दुको कोठामा चुकुल लाएर बसेको भेटाएको भन्ने कुरा तपाईँलाई थाहा छैन र प्रेम कुमार दिदी?
9: लौ, के कुरा गरे कि तिमीले रिता? कसले भने त्यस्तो नचाहिने कुरा?
8: हावा नचली पात हल्लिन्छ। झन् गुरुदेवी दिदीले आफ्नै आँखाले देखिया गुरु।
9: नभएको कुरा नगर है कान्छीमा।
8: गुरुदेवी दिदी, मैले बढी कुरा गरे हो कि साँच्चीकै हो भनिदिनु त?
10: यिनीहरूले नभएका कुरा के गर्थे र? अलि दिन अघि मात्रै मैले खुद आफ्नै आँखाले देखेको
9: कुरा त्यस्तो थियो भने त तपाईँले मलाई त्यही दिनमा भन्नुहुन्थ्यो होला नि दिदी। यतिन्जेल किन चुप लागेर बस्नुहुन्थ्यो र?
10: अब छोरीलाई बैस चढुन्जेल माइतीमा राखेपछि यस्तै हो। मैले भने बेलामा खुरुक्क बिहा गरेर पठाइदिएको भए आज यो दिन देख्नु पर्थ्यो? अब मुख लुकाएर हिँड्ने हो कि नाक छोपेर हिँड्ने हो, त्यस्तै पारियो कुसुमले।
9: के कुरा गर्नुहुन्छ दिदी? मुखै लुकाएर हिँड्नु पर्ने के काम गरिरह कुसुमले?
10: अब मलाई के सोच्यो है प्रेम कुमारी, त्यस दिन इन्दुको कोठामा डामडुम ढोका लगाएर त्यो केटासँग के गरिस् भनेर आफ्नै छोरीलाई गएर सोध न।
11: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
12: गत हप्ता सोधिएको प्रश्न थियो, नेपालको कानून अनुसार नाबालिग भन्नाले कति वर्ष उमेर नपुगेको व्यक्ति बुझिन्छ? यसको सही उत्तर हो 18 वर्ष। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत झापाबाट ठाकुर सिंह गुरुङ, मुगुबाट कमला रावल, दार्चुलाबाट गौरी बोहरा र झापाबाट विशाल बराल विजेता बन्नुभएको छ। यहाँहरूलाई धेरै धेरै बधाई। तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। साथै अङ्क 1-46 सम्मका साप्ताहिक विजेता मध्येबाट गोला प्रथा मार्फत कञ्चनपुरकी हिना बोहरा सुपर विजेता बन्नुभएको छ। तपाईँलाई धेरै धेरै बधाई हिनाजी, तपाईँले स्मार्टफोन जित्नु भएको छ। पुरस्कारका लागि हामी तपाईँलाई सम्पर्क गर्नेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, बच्चा जन्मेपछि कति दिनभित्र निशुल्क जन्म दर्ता गराउन सकिन्छ? प्रश्न फेरि एकपटक, बच्चा जन्मेपछि कति दिनभित्र निशुल्क जन्म दर्ता गराउन सकिन्छ?
13: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 58
2: चिया पनि यस्तो हुन्छ, मरिच मात्र ठोकेर चिया बन्छ।
3: मलाई चाहिँ ठिक्क लाग्यो है, चिनी कम मरिच ट्वाक्क छ।
4: त्यही त, योभन्दा धेरै गुलियो खाने भए त चिनी कारखानामै जानुहोस् न बड्डा।
5: अब लालो काकालाई तोरेको गेडामा त पाल खोज्ने बानी, केही न केही कुरामा खोज्न लागि त चुप लागेको पो।
2: नकराओ साउजी, भएपछि ग्राहकको चित्त बुझाउनु पर्दैन। कहाँ गयो तेरो केटो? त्यसले पकाउँछ बरु मिठो चिया।
5: त्यो काम गर्ने भाइ बा बिरामी भए भनेर अचानक घर हिँडिहाल्यो, मेरो त हाफुट्टै भाँचे जस्तो भएको छ नि।
2: त्यो आएन भने यो हिक्मतले राख्न भाँडा माझ्न। बाउको फेन्सी पसलबाट पैसा धुत्दै जान खाँदै गरेपछि अचेल थिम्किन दिन्नन् के रे? अरू के काम छ रे यसको?
4: अर्कालाई हेपेर बोल्न त खुब जानेछन् बड्डाले, अनि कति नै यो मास्कोटको सबैभन्दा व्यस्त आफू नै ठान्छौ त बुट्टा।
2: छु छु त, अहिले पनि बुढीलाई एकैछिन पसलमा बस्दै है बुढी भनेर चिया खान आएको। ए अँ, जगत बाबुले बनाउन लागेको बाउसम्मको कुरो कहाँ पुग्यो?
3: चलिरहेछ लालु काका, अब खास गरी भर्खर बिहे गरेका, बाउ बन्न लागेका र केटाकेटी हुर्काउँदै गरेका बाउहरूलाई समेट्दैछौँ हामीहरू।
4: भविष्यमा बाउ बन्न सक्नेलाई समेट्दा हुँदैन जगत?
2: जसको आज बेलुकाकै भविष्यको टुङ्गो छैन उसले भविष्यमा बाउ बन्न सक्ने भन्छ, हँसाउने पनि सीमा हुन्छ नि।
4: चुप लाग्यो बट्टा तपाईँ, यो बाउ समूहले गर्छ चाहिँ के जगत दाई?
3: यो खासमा श्रीमानहरूले आफ्नो श्रीमतीलाई गर्भावस्थादेखि बालबच्चा नउर्किँदै सघाउन, आपसमा छलफल गरेर परिवार योजना बनाउन भनेर ज्ञान आदान प्रदान गर्न बनाएको समूह हो हिक्मत भाइ।
2: पहिला बिहे गर्न, बिहे गरेकै दिन जगत बाबुले तँलाई समूहको सदस्य बनाइदिइहाल्छ नि।
4: हेर बुढा, वास्तवमा भन्ने हो भने मेरो बिहेको लगभग सबै तयारी सकियो, केटी खोज्न मात्रै बाँकी हो।
5: खालि उटङ्गे उटङ्गे कुरा मात्रै गर्छ झन्।
4: अनि केटी नै भेटिनन् त, मैले के केराको थामसँग बिहा गर्नु?
3: अब केटी चाहिँ के हराएको सिक्का हो र भने बाटो बाटोमा खोज्दै हिँड्दा भेटिने। अब चिन्जान हुनु पर्यो, मन मिल्नु पर्यो।
2: तेरो ए उत्सव, तेरो ससुरालीमा थिन्ने हो तिनानी, तेरो साइला ससुराकी छोरी के?
5: यसको पानी हेर्दा त साइला ससुराकी छोरी होइन, भट्टीकी साइली भेटाइदिउँ जस्तो लाग्छ नि काका।
3: अब दुईजना साथी चाहिँ साडु साडु भएको चाहिँ राम्रै हो है। अब यता रमा बहिनीलाई पनि आफ्नै काकाकी छोरी छिमेकमा हुँदा त साथी हुने हो नि।
5: अब यो लम्फोलाई मैले साली फकाइदिएँ भन्ने कुरा थाहा पाएँ भने मेरो त ससुराल जाने आउने नै बन्द हुन्छ। यस्तोलाई मिलाइदिनु मैले
4: कति नै, यसैलाई मैले तेरै साली बिहे गराइदिएँ भनेर हात जोडे जस्तो पो गर्छ ग्याठे। यो संसारमा बिहे गर्ने तेरै फेसुवाली मात्रै छ र कसम जगत दाई, एक महिनाभित्र बिहे गरेर देखाइन्छु म यसलाई लास्ट हेबे गाँठे।
5: लु बाबा फुर्ती नलगा, हेर्दै जाउँला म पनि। म भएन भने तँलाई कसले केटी खोजिदो रहेछ, कसरी बिहे हुँदो रहेछ हेरौँ न म पनि।
4: ए भयो भयो भयो, तैँले पनि फुर्ती नलगा, आजसम्म तैँले केटी नखोज्दै रे बिहे नगरे हो र मैले।
5: फुर्ती भए त गरिहाल्थेस् नि बिहे,
4: तिमीहरू जस्तो स्वास्नीको फरिया बेरी हेर बस्नु नपरोस् भनेर तँ जस्तो छिर्के आने साथीलाई त देखाउनकै लागि भए पनि बिहे गरिन्छ, बिहे नगरिन्छ त्यो ढाउमा आउन त के तस भेट्दै भेट्नु।
6: फुल फुल झै पानी परे पछि को आकाश खुले झै।
7: पुरानो फिल्मको भए पनि यो गीत कस्तो राम्रो छ गान्जी।
8: ठिकै छ दाई,
6: मुसुक्क हाँसी देऊ।
8: दाई सो राम्रो भए पो सुनिरहन मन लाग्छ भने।
7: तैँले मात्र हो गान्जी मेरो स्वर नराम्रो भने, सबैजना मेरो स्वर सुनेर कस्तो लट्ठ पर्छ।
8: पत्याएको
7: आज यति नै गरौँ कान्छी, बाँकी भोलि खनेर मकै छराउँला हुन्न।
8: होइन नि दाई, सकेर जाउँ, घर गएर भात नै खाने हो क्या रे, अलि ढिलो खाए पनि भइहाल्छ नि, भोलिलाई फेरि के राख्नु।
7: लौ बिर्सेसै क्या हो कान्छी, आज ठुला आमाका पूजा होइन, भात खान उतै जाने हो नि, भात कुर्न पऱ्यो भने ठुली आमा कस्तो रिसाउँछिन्।
8: ए जान्न म त पूजा सुजामा।
7: घरमा भात पकाएको छैन होला, नगरे के खान्छ त,
8: बरु जे छ त्यही खाएर बस्यो, तर ठुलो आमाको झन् मरे जान्न। अस्ति मैले एक थप्पड हाने कि होइन,
7: तैँले पनि त्यसरी मुख चलाउन नहुने। जति रिसुर्दी भए पनि आफ्नै ठुली आमा हुन्।
8: खुब मेरो बारेमा बुवालाई भड्काउँदै रहेछन्। मलाई घरमा नराख्नु रे, मामा घर भए पनि पठाइदिनु रे, मेरो देखासिखी अरूले गर्यो भने गाल पर्छ रे बुढी।
7: तिनको बोली नै त्यस्तै हो, थाहा छ त तँलाई।
8: ठुली आमाको कुरा सुनेर मलाई बुवाले झन्डै पिट्नु भा। पहिला गाउँभरि आफैले बेजत गर्दै हिँडिन् मेरो, अहिले मैले गर्दा कुलको इज्जत गयो रे।
7: छोड्दैन त कान्छी, तिमीले भने पनि भन्दैमा हुन्छ र।
8: त्यसो भनेर हुन्छ कि क्या हो दाइ, सबैले मलाई नराम्रो देख्दैनन् त। मलाई देखेकै सबैजना खासखुस गर्न थालिहाल्छन्, तिमीले गर्दा भएको हो यो सबै।
7: हेर कान्छी, तँ कस्तो छेस भन्ने तँलाई पनि थाहा छ, मलाई पनि थाहा छ। कि सबैलाई म नराम्रो होइन भनेर भन्न सक्नु पर्यो?
8: एकजना होइन, दुईजना होइन, कतिजनालाई भन्नु दाइ?
7: हो, त्यही भएर मैले यो कुरालाई यहीँ छोड्दै भनेको। जे हुनु भइसक्यो, यही एउटै कुरा सम्झेर बसेर हुन्छ त।
8: सम्झिन कसलाई मन छ र दाई, आफूले बिर्सिन्छु भन्दा पनि अरूले बिर्सि नै दिँदैन रहेछन्।
7: पहिला तँ आफू वास्ता गर्न छोड्छ, अरूले पनि भन्न छोड्दा रहेछन् कि रहेनछन्।
8: आमा खालि रोइरहनुहुन्छ, बुवाको पनि दम बढ्या छ, मेरो कारणले सबैले दुःख भयो जस्तो लाग्छ दाई मलाई।
7: हो यस्तै यस्तै सोच्छस् र त अनि, तर आजभरि पढाइमा पनि ध्यान छैन। साँच्चै भोलि स्कुलमा कार्यक्रम छ भने होइन, कविता लेखिस्? लो अनि भोलि कविता नभन्ने?
8: खै
7: खै पो भन्छ, कुसुमले स्कुलको कार्यक्रममा कविता नभनेर होला त।
8: नयाँ कविता लेख्न सकेको छैन कि दाइ, फोकस नै हुँदैन मेरो।
7: नयाँ लेख्न नसके पुरानो भन्,
8: हेरौँ अब के हुन्छ।
7: तेरा लागि कविता पढाइ भन्दा ठुलो अरू कुरा के हो र कान्छी? भइसकेका कुरामा सम्झेर कसरी अगाडि बढ्न सकिन्छ भन् त।
8: के गर्ने त दाइ, के गर्ने? स्कुल छरछिमेक सबैको अगाडि नराम्रो भएको छु म, के गर्ने कसो गर्ने, खालि छटपट मात्रै हुन्छ मलाई त।
7: तँलाई आफू सही छु भन्ने छ नि होइन कान्छी?
8: हो दाई।
7: अनि आफू सही छु भन्ने थाहा हुँदा हुँदै दुनियाँको कुराले किन टेन्सन लिन्छ? खुरुखुरु आफ्नो काम गर।
8: ट्राई त गरिरहेको छु नि दाई, तर सक्दै सक्दिनँ। आजभोलि त झन् मेरो कोही छैन जस्तो लाग्न थालिसक्यो, एकदमै एक्लो फिल हुन थालेको छ।
7: त्यस्तो पनि सोच्ने हो? हेर कुसुम, म हुन्जेल तैँले कहिल्यै आफूलाई एक्लो सोच्नु पर्दैन। तेरो दाई जस्तो सुकै अप्ठ्यारोमा पनि तेरो साथमा छ।
8: दाई, यदि मैले जानी नजानी कुनै गल्ती नै गरेँ भने पनि के तपाईँ मलाई साथ दिनुहुन्छ र?
9: ओ आयुष, तैँले के गरे? हेर त तेरो गोजी मसिले मसी भरियो त।
10: ओ माय गॉड, बर्बादै भएछ।
9: बेला बेला तेरो दिन कहाँ जान्छ भने, यस्तो पनि गर्छ त कसैले?
10: थ्याट, हतार हतारमा गर्दा यस्तो भएछ यार, ढक्कनै लाउनु बिर्सेछु।
9: केटोले पेनको ढक्कन त लाएछ, तर अगाडिबाट लाउनु पर्नेमा पछाडिबाट लाएर पो हालेछ गोजीमा,
10: राइट? अँ, त्यही भएछ भने के गर्ने होला यार।
9: अब के गर्ने, घर जाने, यो सर्ट फाल्ने, अर्को सर्ट किनेर लाउने।
10: आफूसँग पैसा खडेर लागे बेला कहाँबाट किन्नु अर्को सर्ट, यसैलाई धोएर लाउने हो, धोए त गइहाल्ला नि होइन?
9: त्यो त धोएपछि थाहा होला नि, तर आजभोलि तेरो दिमाग चाहिँ काम गर्न छाडा जस्तो छ हो।
10: ए, त्यस्तो के होइन, कहिले काहीँ त भइहाल्छ नि।
9: खै, मलाई त शङ्कै लाग्छ यार। ल जाउँ हिँड।
10: कहाँ जाने भन्छ फेरि, यहाँ आफू बुक राख्न पाएको छैन।
9: क्यान्टिनतिर जाउँ न, हिँड, खाजा खाने होइन।
10: ल ल ल जाउँ अब। एकछिन रोक्त, कसको फोन आयो फेरि? अँ हेलो विवेक दाई, ए तपाईँ त्यहीँ हो र? ए ल ल ल म आइहालेँ।
9: के भन्छ त्यो?
10: त्यो पनि क्यान्टिनमै रहेछ, चाँडो आइज भन्छ। ल जाउँ
9: भयो, जाँदैन म त जा।
10: लो के भयो फेरि?
9: केही भएको छैन, त जा, खाएर आएस, म यतै बस्छु।
10: भर्खरै छिटो जाउँ, अहिले बेल बच्छ भन्दै थिएस त। के भयो फेरि?
9: भइगयो नि त, अहिले नजाने मुड भयो मेरो।
10: के खालको मान्छे रहेछ यार, भर्खरको भर्खर के भयो तँलाई?
9: के भएको छैन, त्यो विवेक त्यही क्यान्टिनमा छ भने होइन?
10: हो,
9: अन्त जाने हो भने जाउँ, विवेक त्यो क्यान्टिनमा छ भने म त्यहाँ जान्न, कुरो त्यही हो।
10: ल किन?
9: अब किन भन्ने,
10: कस्तो रहेछ, के रिजन त होला नि, तिमीहरू फेरि झगडा गरे हो?
9: मान्छे मन नपर्नलाई झगडै हुनुपर्छ भन्ने छ र, त्यसको व्यवहार त तँलाई थाहै छ त।
10: खास कुरा चाहिँ के हो भन्न, खालि एक कुरा घुमाएको घुमाइछ अहिलेदेखि।
9: अब तँलाई के भन्नु, त्यही सरला दिदीको कुरा छैन?
10: कस्तो कुरा?
9: उसले फोन गर्ने भन्ने कुरा के?
10: अँ अँ बुझेँ, भन् के भयो?
9: एकपटक त तैँले पनि सम्झाएकै हो क्यारे, कि होइन भन् त?
10: अँ हो, अबदेखि म के गर्दैन भनेको थिएँ त्यो बेला पनि।
9: अचेल फेरि त्यसले फोन गर्ने म्यासेज गर्ने फेरि उस्तै गर्न थालेछ भने
10: यो विवेक त घाँबाटै रहेछ यार।
9: त्यसलाई देख्यो कि मेरो त कहाँबाट रिस पुच्छ उठ्छ भने, त्यही भएर मलाई भेट्नै मन लाग्दैन त्यसलाई।
10: मलाई के थाहा थियो तिमीहरूको यस्तो भन्ने?
9: अस्ति दिदीको मोबाइल चार्जमा हुँदा यसो चेक गरेको त सबै थाहा पायौँ। अस्ति त बिहे गर्छु भन्दै म्यासेज पठाएको रहेछ भने।
10: अनि गर्छ भने गर्दै नि त, झन् विवेक दाईलाई के छ भिनाजु भनेर ढोक्देलास्।
9: ए जोक नगर्न यार, त्यो मुलाले मेरो दिदी बिहे गर्ला जस्तो लाग्छ तँलाई?
10: त्यसो भए दिदीलाई सम्झा नि त, यो मान्छे यस्तो छ यसको भनाइमा नलाग्नु भनेर।
9: के सम्झाउनु यार, दिदीले उल्टै गाली गरेर मलाई नै मार्ला जस्तो गर्छ भने, मैले जे गरेँ नि तँलाई के मतलब पो भन्छ? बहिनी भावै मैले जाने थिएँ, अब दिदी परि
10: त दुईतिरको चेप्पामा परिछस् त, अब के गर्छस्?
9: अब चाहिँ बुवालाई नै भन्नु पर्ला जस्तो छ यार।
10: यसमा बुवा आमालाई भनेर के गर्छस्? तेरो दिदी आफै विवेकको पछि लाग्न थालेपछि त्यो मैले रोक्न सक्छौ त?
11: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
12: गत हप्ता सोधेको प्रश्न थियो, स्थानीय तहको निर्वाचन कहिले हुँदैछ? यसको सही उत्तर हो 2079 साल वैशाख 30 गते। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत सुनसरीबाट दीर्घायु श्री पराजुली, कालीकोटबाट सञ्जु बम, हुम्लाबाट गणेश देवकोटा र तेह्रथुमबाट अरूणा दर्नाल विजेता हुनुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न, हाल नेपालमा कति तहको सरकार छ? प्रश्न फेर एकपटक, हाल नेपालमा कति तहको सरकार छ? केही प्राविधिक समस्याका कारण तपाईँले 32100 रोपे गुनाफल नियमित रूपमा सुन्न सक्नु भएको छैन। अङ्क 51 पछि 32100 सुन्न नपाइएका अङ्कहरू यहाँहरूले छिट्टै सुन्न पाउनुहुनेछ। प्राविधिक समस्याका कारण भएको असुविधाप्रति हामी क्षमा प्रार्थी छौ। छुटेका र नयाँ अङ्कहरू सुन्नका लागि 32100 डायल गर्दै गर्नुहोला।
13: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 33 लाल कसरी हालेको भन्नै खुट्टामा हालेर
2: यो बन्चरको पिँड हल्लेर नि एक त बाज त्यही माथि चिसो जब एउटा दाउरा चिर्दा पनि दम बढ्ला जस्तो हुन्छ गाँठे
1: मैले तपाईँलाई एक दुई दिन घाममा सुकाएर मात्र चिर्नु भने त हो नि मेरो कुरो सुन्ने नै
2: दिउँसो घामले सुके पनि बिहान फेरि शीतले उसिहाल्छ बरु यसो चिरेर गोठमा तह लगाएर राख्दा सजिलो पनि हुने भयो
1: मैले त तपाईँलाई नै गाह्रो होला भनेर भने हो अब मेरो कुरा नमान्ने भएपछि के गर्नु मैले
2: एकछिन थकै मारेर चिराउँला नि त होइन है बुढी फेरि सागै खेलाउनु पो लागि छ कति साग मात्र पकाउँछ सबै तैँले पनि
1: हेर न यो बुढाको कुरा पनि केटाकेटी भन्दा बढ्दा छ बारीमा जे छ त्यही त पकाउँछु नि झन् साग खाए आँखा तेज बुढेसकालाई नाकका डाँडीमा चेस्मा त अडाउनु पर्दैन
2: हेर न यसको कुराले साग खाएर आँखा तेजिलो हुन्छ अरे उसैलाई खान मन लागे होला बरु मलाई ती मसिना आलु बोक्रैसँग मजाले तार्दै त अलि पिरो हालेर
3: के तार्ने कुरो हुँदैछ हौ दाजु भाउजूको माछा तार्न त लाग्नु भएको होइन नि
1: के माछा तार्नु सर आलु तार्ने कुरा हुँदैथ्यो नमस्कार गरे है
3: नमस्कार नमस्कार
2: नमस्ते है डाङ्गी सर आज कताबाट बाटो पिराउनु भयो त
3: अब साना गाउँसम्म जान लाग्यो बाटेको घर यसो पसेर दाजुभाउजूलाई भेटेर जाउँ भनेर नि
1: हो त नि सर यही बाटो हिँड्दा पनि नछिरे त हामी रिसाइहाल्छौँ नि कि सर मुढामा बसौँ
2: अनि डाङ्गी सरलाई चिया खुवाउदिनुहोस् त
3: पर्दैन पर्दैन भर्खरै ठगो नभएको खाएर आएको चिया नै खाने भनेर अर्को कुनै दिन आउँला नि अनि कुसुम घर आइपुग्यो कि छैन क्या हो
2: छैन सर
1: कुसुम आइपुग्दा त छ बज्छ सर स्कुल छुट्टी भएपछि नि साथी साथी मिलेर स्कुलका पाठ घोक्ने गर्छौँ भन्छे होला त नि
3: आचेल तिनीहरू तिन चारजना साथी मिलेर नआएको पाठ छलफल गर्दै पढ्छन् कहिले काहीँ यसो फुर्सद हुँदा म पनि यसो हेरिदिने गरेका छु अब केटाकेटीले कोसिस गर्दैछन्
2: आजकल कुसुमले पढाइ लेखाइमा अलि ध्यान दिन थालियो र सर
3: हो त्यही ध्यान दिएर पढेर त आजभोलि कुसुमको पढाइ राम्रो हुँदै गएको छ नि म्याथमा कति राम्रो भइसक्यो
1: ए हो र
3: हो अब पहिले पहिले कुसुमलाई होमवर्क देखाउ भन्यो गरेकै हुँदैन थिए गरिहाले पनि साथीहरूको साह्रै ल्याएकै हुन्थे अब अहिले होमवर्क पनि गरे हुन्छे त्यो दिन पढाउने पाठ पनि हेरेर आएकी हुन्छे
2: ए
3: हो मुख्य कुरो कविता पनि उस्तै राम्रो लेख्ने अब झन् पढाइ पनि राम्रो हुँदै गएको छ हामी त एकदमै खुसी भएको छौँ है कुसुमलाई देखेर केटी एकाएक चेन्ज भयो भने
1: दाइले पढ पढ भनेर कराएको कराई गर्थ्यो कुसुमलाई सरको कुरा सुन्यो भने सौगात दङ्ग पर्छ होला
3: त्यही त अब बहिनीलाई जसरी भए पनि पढाएरै छाड्छु भन्थ्यो सौगात होइन आजभोलि त मेरो उसँग भेट पनि भएको छैन बजारतिर पनि खासै निस्किँदैन कि क्या हो
2: बिचारालाई एकछिन फुर्सद छैन सर बाख्रा थप्ने भनेर तल गैरी खेतमा टहरो बनाउने तर्खर गर्दैछ
3: ए ब्याङ्कबाट ऋण पनि लियो भन्ने सुनेको थिएँ मैले होइन
2: हो नि सर
3: ए साँच्चै कति पाए त ऋण
2: अब माग्न त 7 लाख मागेको थियो हितो पुगेन भनेर ब्याङ्कले जम्मा 5 लाख दिएछ
3: ए ल जे भयो नि मुख्य कुरो राम्रो भएछ सौगातको आँटलाई चाहिँ मान्नै पर्छ है
1: काम गर्छु भन्ने छोरालाई नगर कसरी भन्नु भएको जग्गा सबै ब्याङ्कमा लगेर धितो राख्या छ भोलि भन्या जस्तो हुने हो कि होइन
3: सौगात उमेरभन्दा पनि परिपक्व छ मेहनत गर्छ तपाईँहरू पिरै नगर्नुहोस् ए साँच्चै यत्रो कुरा गरे मुख्य कुरो त भन्नै बिर्सिएछु
2: के कुराहरू सर
3: ठगुन्ना बाले तपाईँहरूलाई भेट्न खोज्नु भएको छ
2: किन होला र सर
3: ठगुन्ना बासँग सौगातको बारेमा केही कुरा भएको थियो तपाईँहरूको
4: तिमीले गर्न खोजे के हो भन त आयुष
5: कस्तो के भने मैले के गरेर
4: न क्रिकेट प्र्याक्टिसमा जान्छौ कलेज पनि मन लाग्दा जाने नत्र नजाने गर्छौ के पारा हो तिम्रो
6: अब महाराजलाई फाइट खेल्दैमा ठिक छ अनि किन जानु पर्यो त कलेज
5: कहाँ फाइट खेलेको छु, त्यसै नचाहिने कुरा।
6: ए अझ नचाहिने कुरा पो देखाइदिनु पर्यो क्या, कहाँ फाइट खेलाएको थियो भनेर पुरै छ्याक छ्याक।

0: काम नलाग्ने हो कि फोन नलाग्ने हो, आफै हेर न।
1: आमा साँच्चै फोडेको रहेछ त, हेर त खुसबु, अनि किन फोडेको त?
0: त्यतिकै राख्न मन नलागेर।
1: अस्ति झगडा गर्दा फोडे होला नि, यही मोबाइलले हानहान गराएको थियो कि क्या हो?
0: होइन त्यस्तो, यो पहिल्यै फुट्यो।
1: तिमी त पढाइमा राम्रो गरौला, खेलमा प्रगति गरौला भनेको जहिले झगडा लडाई मात्र गर्नुभयो त आयुष।
0: उनीहरू आफै नै खोज्दै आउँछन् त, अनि के गर्ने?
1: अब कुकुरले टोक्यो भन्दैमा कुकुरलाई टोक्न जाने त, पुलिस प्रशासनमा खबर गर न।
0: जहाँ खबर गरे पनि त्यस्तै हो। ऊ त्यो मिलनलाई हेर न, जेलमा हाले मान्छे फेरि बाहिर आएर डन भएको छ, अब उजुरी गरेर के फाइदा छ र?
1: भइगयो खुसबु छोड दे, यो आयुषको कुरा त गरि नसक्नु छ। काम चाहिँ अहिलेसम्म के गराएको छैन, हेर कोठाको हालत, न बेड मिलाएको छ न खाना बनाएको छ। खै झाडु कहाँ छ भन त?
0: के गर्ने झाडु हो, एउटीले न मजाले गाली गरेको छ, अर्कीले झाडु खोजेछ, होइन के गर्न लागेको हो तिमीहरूले?
1: तिम्रो टाउकोमा हिर्काउनु पर्यो भनेर नि। भनन् भन कहाँ छ झाडु?
0: ऊ त्यो ढोका पछाडि छ।
1: कोठा पनि पुरै मान्छे नबस्ने घर जस्तो बनाएको छ हेर, छ्या कहिले सफा गर्ने भए पो राम्रो हुन्छ त।
0: के गर्न ल रुजिना, अहिले म सफा गरिहाल्छु नि। खै यता त्यो
1: खुब सफा गर्छ होला तिमी अल्छीको राजाले, सफा गर्ने भए यस्तै हुन्थ्यो होला हालत। हेर यो खाटमुनि त झन् के हो कस्तो, यो छ्या के हो आयुष, यो खाटमुनि त पुरै व्यवस्थित रहेछ त।
0: कहाँबाट आयो फेरि यो, भयो कि रोजिना छाड न भने, खै यता लु।
1: अझै भित्रभित्र झाडु घुमा त रोजिना, अझै के भेटिने हो? हो कस्तो गन्ध आएको, छ्या कलेज नगरे के गर्छ भने त रक्सी खाएर पो बस्दो रहेछ, छ्या। आखिर तिमीलाई यसबाट के फाइदा छ र यस्तो गर्छौ? तिमी कहिले नसुध्रिने भयो के आमा? छिची के हो यो आयुष, के हो के हो के भेटिस र? त्यहाँ हेर्नु के छ,
0: कहाँ के छ र?
1: कन्डम पनि के हो आयुष, यो हुँदा हुँदा यस्तोसम्म गर्ने भइसक्यो तिमी?
2: फुल बुटे साडी
1: कति चिच्याएर गएको जीव पनि, टिभी हेर्न पनि दिन्न भने।
3: मेरो
1: पढ्न लेख्नमा ध्यान छैन, गाइने बजाइने पो मस्त।
3: अब उस्तै ठाउँमा जन्म्या भए तपाईँकै छोरा खतरा कलाकार भइसक्यो हुन्थ्यो, कुरा गर्नुहुन्छ कलाएर। अब छोरो नभए पनि नाति चाहिँ हुन्छ त है आमा?
4: यस्तै सिँगानी हुन्छन् कलाकार, आँखा छल्न पायो भने कि त मोबाइल कि त टिभी।
3: ए अँ यो नयाँ टिभी पनि फुटाइदिएला नि फेरि, विचार गर्नु है आमा, आधा मात्रै पैसा तिर्न ल्याएको, अझ तिर्नै बाँकी छ 10,000 त।
4: के भनेदेखि उधार आफू ल्याएको हो यो?
3: गल्ला खतल खतल पारो बटुलेको त्यो पनि।
4: ए अँ मेरो अनुहारको पैसा खोइ नि कि त्यो पनि टिभीमा हालिस्?
3: ल अस्ति भर्खर 5,000 लिनु भएको होइन, अरू त अचार बिकेको पनि हुनु पर्यो नि।
4: बिकेन खुब, राम्रै बिक्छ भन्थ्यो त्यो टङ्केले।
3: त्यो गफाडीका कुरा। ओइ सन्देश, त अर्को गीत पनि गाउँछस्? म तँलाई पैसा दिन्छु नि गागा।
2: नै गाउदिन के,
4: पैसा दिदी बानी बिगार्ने होइन है केटाकेटीको, के भनेदेखि?
3: हे केही पनि हुन्न क्या आमा, गा केटाका म तँलाई हेर 20 रुपियाँ दिन्छु।
2: अघि पैसा दिनु न त पहिला।
3: ए अहिले थोरैन छ, प म तँलाई भोलि बिहान दिन्छु ल।
2: नाइ हुँदैन, अहिले नि दिनु
3: भने मान्दैन? भोक भोक लाग्यो जस्तो भयो त, खाना पाकिसक्या हो भने पाक्या भए खाउँ क्यारे टक्क लाएर।
4: पाकिसक्या त हो नि, खै तेरी बुढी यति बेलासम्म आउन्न।
3: खै केही कामले कतै अलमल्ली कि
4: के भनेदेखि, कामै परे पनि उजेलेमै काम सकेर घर आउनु पर्दैन, त्यसमाथि दुई जीविकी मान्छे राति हुँदो
3: कहाँ हराएको हो त। ल मेरो त मोबाइलै स्विच अफ भएर छ, यो ठाँडामा पनि कहिल्यै ब्याट्री टिक्दैन भने।
4: ल यो बाटो गर्न त, यसमा नि छ कि छैन, जतिखेर नै तेरो छोरोले खेलिराख्छ।
3: हजुर हजुर भाउजू, भित्रै आउनु न भाउजू। अनि भाउजू अफिसबाट कतिखेर आउनु?

0: भर्खरै आएको हो म।
1: हाम्री बुहारी यति बेलासम्म घर आइन, तिमीले कतै देखिथ्यौ कि ललिता?
0: अँ, त्यही रमा बहिनीकै कुरा भन्न आएको म यहाँ।
2: के कुरा भाउजू?
0: रमा वहाँ बाटोमा लडी छन्, त्यही भएर छिट्टै जानु पर्यो हामी।
1: कहाँ लडी थिए र?
0: त्यही हाम्रो ब्याङ्क नजिकै।
2: अनि भाउजू रमा कहाँ छ त अहिले?
0: उता स्वास्थ्य चौकीमा लगिसक्यो।
2: चोटपटक त केही लागेको छैन नि भाउजू?
0: अब बाहिरबाट हेर्दा त सानै घाउ छ, तर भित्र चोट पनि हुन सक्छ भन्नुभएको छ डक्टरले। मैले तपाईँलाई कति फोन गरेँ, कति तपाईँको फोनै लाग्ने होइन, आमाको पनि फोन उठेन। बरु छिटो छिटो जाउँ, होस् पनि अझै आएको छैन, बरु छिटै विलास नगर्नै लानु पर्ला जस्तो छ।
1: यसले पनि कहिले शान्ति नदिने भई, जहिले पिरौलो मात्रै।
2: यतिखेर कसरी लानु विलास नगर पनि?
0: मैले जगतलाई हेलिकप्टरको व्यवस्था गर्न सकिन्छ कि बुझ्न लगाएको छु।
1: हेलिकप्टर आरे के भनेदेखि, त्यसमा खर्च धेरै लाग्छ होला त। अब
0: यस्तो बेलामा नि खर्च हेरेर हुन्छ त आन्टी?
2: त्यही त, अब के गर्ने होला भाउजू?
0: अब के गर्ने नि, रमाको स्थिति केही भन्न सकिने खालको छैन। अब जसरी हुन्छ बेलैमै राम्रो अस्पताल पुर्याउनु पर्यो, नत्र जे पनि हुन सक्छ है।
3: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
4: गत हप्ता सोधिएको प्रश्न थियो, गौतम बुद्धको जन्मस्थान कुन प्रदेशमा पर्दछ? यसको सही उत्तर हो लुम्बिनी प्रदेश। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत रोल्पाबाट ऋतु परियार, बाजुराबाट गौरा राउत, सुनसरीबाट गुणराज पराजुली र इटहरीबाट रमिता चौधरी विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले रु 200 को रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, इन्दु भर्खरै सुत्केरी भएकी छिन्, उनले छोरा पाएकी छिन् कि छोरी? प्रश्न फेरि एकपटक, इन्दु भर्खरै सुत्केरी भएकी छिन्, उनले छोरा पाएकी छिन् कि छोरी?
5: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अंकमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल अङ्क दुई
1: आयुष ओर्ली न के गरिराखो
2: एकैछिन न दाई
1: कस्तो स्याल रहेछ छिर्छ
2: हे विवेक दाई पनि त्यति जाति विधि नभन्नु न हो गाँठे चित्तै दुख्छ नि
1: ओ साला आँखा देख्दैनस् साइकल चलाउन नजानेले किन चलाउनु हो रोकेर राखेको ब्यागमा सिधै ज्योति नआउँछ यार मिलाएर दिनु जस्तो
2: त्यही त भने झन्डै मेरो मोबाइल भ्याइँदैन गाँठे कसैको भयो त झिरिप पनि
1: कसैलाई चाहिँ मोबाइलकै चिन्ता छ फेरि
2: अनि हुँदैन त दाई बल्ल बल्ल बाउसँग घुर्की लाउँदा लाउँदा यस्तो महँगो मोबाइल किन्दैछन् गाँठे फुटा भए त मार्थे नि बुढाले धन्न
1: अनि हातमै चाहिँ के खानालाई ठाडो पारिराख्नु परेको थियो त
2: यसो आजको मुमेन्ट खिचेर टिकटकमा हालौ भनेर गरेको हुँदै भएन हौ विवेक दाई दाई तपाईँ के खाने
1: एक सिलसे गुवा खाउँ भन्न पाइन्न होला मुला चटपट पसलमा के खाने भन्छ
2: दाई एक ठाउँ आलु नुम्की र एक ठाउँ चटपटे बनाइन् त
3: हे भइहाल्छ नि
1: के हो
2: हेर्नु त यहाँको जिरो किलो चौकमा बनाएको ठिक त या बप्पाल देखेको गाडे
3: खुर्सानी कति राखिदिने हो
1: मलाई अलि बढी नै हालिदिनु अमिलो चाहिँ अलिक कम है
2: दाई मलाई त अमिलो अलि बढी है
3: हुन्छ हुन्छ
2: अनि अनि त्यो भिजाको काँचो मटर पनि है
3: भइहाल्छ नि
1: एउटा कुरा नि आयुष
2: के कुरा विवेक दाई
1: टिकटकमा छ नि सबै कुरा त ठिकै हो तर एउटा कुरा त साह्रै कन्फ्युजिङ यार
2: के कुरा दाई
1: टिकटक बनाउनेहरू को तरुनी हो को बुढी हो छुट्याउने गाह्रो भन
2: कुरो त ठिकै हो विवेक दाईको
3: ए भाइ तपाईँहरूको भयो लिनु त
1: ला पैसा दे
2: लिन दाई चटपट
1: त पनि धेरै टिकटक टिकटक नभन् फेरि टिकटकमै लभ पर्ला र गर्लफ्रेन्ड चाहिँ 40-45 कि पर्लिने फेरि
2: ए दाई पनि त्यस्तो कहाँ हुन्छ बरु विवेक दाई तपाईँहरूमा एउटा भिडियो बनाउनु मन लागिरहेको थियो क्या कतै दाईलाई ट्याक्क देख्ने बित्तिकै मेरो लाइक पनि ठ्याक्क बढिहाल्छ कि
1: होस् अहिले पछि बनाउला
2: होइन दाई यो टिकटकका सुन्दरीहरू चाहिँ सुत्ने बेलामा हेरेर सुत्यो भने निधाउनै गाह्रो पर्ने भने गाठे
1: यो सहरको रङ्गिन दुनियाँमा पसिस् भने त नि भाइ त्यहाँदेखि के भन्थिस् होला सब कुरा भुलेर लिप्त हुन्थिस् होला यसैमा
2: त्यस्तो जातिको दिन नहोला क्या दाई बा आमा आफू जन्मेको ठाउँ त बिर्सन कहाँ सकिन्छ र हो
1: अँ पहिला म पनि यस्तै सोच्थेँ हेलो खुसबु रोजिना
4: ए विवेक दाई तपाईँहरू पनि चटपटेमा
1: हामी चाहिँ आउन हुन्न थियो कि
4: ए मैले त्यो सेन्समा भनेको होइन के दाई हामीलाई पनि अमिलो पिरो टक्क हालेर चटपटी बनाइदिनु त
3: भइहाल्छ
4: रुजिना एउटा राम्रो सेल्फी खिच त ल अलि यतापट्टि बस्न यता त घामले डढेर काली आउलिस् नि फेरि उसैलाई राम्रो देख्नुपर्छ फेरि काहीँ नभएको
1: यता त हामी पनि आउला नि त फेरि
4: आई नि यसलाई एडिट गरेर फालिहाल्छु नि भइगयो त हामी दुईजनाको पनि खिच्न पाए त हुन्थ्यो
2: बसौ न त बसौ म खिच्दिउँला
4: होइन होइन पहिला एउटा सिङ्गल नै खिच आफ्नो स्पेसललाई पठाउन चाहिएन त
1: ए त्यही भएर पो यस्तो राम्री भएर हिँडेका रहेछ नि त
4: अब हुनेलाई चाहिएला नि आफ्नो त छँदा पनि छैन चाहिँदा पनि चाहिँदैन ल ल आइज अब आइस एउटा खिच्दियो त फोटो
2: ल ल अलिक उता सर त अलिक उता भयो
1: म पनि खिच्नु पर्यो एउटा खुसबुसँग
4: पछि खिचौ
2: ल भक्कै राम्रो है
3: नानी तपाईँहरूको चटपट भइसक्यो
4: हामीलाई चाहिँ झोलामा प्याक गरेर दिनु न हामी उतै लगेर खान्छौँ ओ ला त पैसा
1: किन हो त्यस्तो हामीसँग बसेर खानै नहोला जस्तो
4: बसौला नि कुनै दिन फेरि उता साथीहरूले पनि कुरिरहेछ के ल धन्यवाद है दाई
1: धेरै साथी हुनेहरूलाई पनि गाह्रै हुने हो
2: ल त बिस्तारै जानु है रोजिना र खुसबु
1: होइन के साह्रो भाउ बढेको यी केटीहरूको बसेर खाऊ भन्दा पनि बटारिन्छन् त
2: तपाईँसँग डराउँछन् क्या दाई त्यो किसानलाई तपाईँले हेलमेट नै हेलमेटले हानेको देखाएको थियो कि यिनीहरूले
1: त्यो मुला मेरो गर्लफ्रेन्डलाई साइड हान्दा रहेछ भने त्यो दिन क्याम्पस सिफ्ट नआएको भए त्यसलाई कसरी मिलाएर दिनु पर्थ्यो मलाई थाहा थियो
2: त्यतिले पुगेछ त त्यसलाई त, बेला बेला मसँग नि बटारै कुरा गर्थ्यो, ठिकै भयो। अब त कसैलाई त्यसरी हेर्ने हिम्मत गर्दैन होला दाइतेले त।
1: आइसकेछ त्यहाँ के भयो फेरि?
2: ला दाइ, रुजनाहरूको स्कुटर पो छ त।
5: आठ साल फेरि आउला नबिर्सने माया जल, नबिर्सने माया जल। रमा प्यारी आउन बसौ सँगै, रमा प्यारी आउन बसौ सँगै, रमा प्यारी आउन बसौ सँगै।
4: के गरेको यस्तो छोड्दिउ न?
5: केही गरे छैन कि रमा, टक्क लाएर माया गरे।
4: तिम्रो सर्टमा काँटा औल्छ्यौ कि, निकालिदेऊ न, हेर न, निकालिदेऊ छिटो।
5: अड्क्यो? कस्तो अड्केको त? यो काँटाले पनि मन जोड्न खोजिरहेछ क्या रामा। अब निकाल्नु र टक्क लाएर
4: खुरुक्क निकाल्नु न, आफूलाई यहाँ ढिला हुन लागिसक्यो। यो साडी त बल्ल बल्ल लगाएको थिएँ, अब फेरि लगाउनु पर्ने मैले।
5: ल तिमी चिन्तै नल्याउ न, किन चिन्ता लिएको, म लगाइदिइहाल्छु नि मिलाइ मिलाइ टक्क लाएर।
4: लो कहाँबाट सिक्यो फेरि साडी लगाइदिनु, मलाई त शङ्का पो लाउनु थाल्यो।
5: शङ्काले त लङ्का हान्छ नि रमा, शङ्का नगर न। हेर माया गर्ने मान्छेले सबै कुरा सिक्नु त पर्छ नि। जा अब त्यति साडी लगाइदिनु, कुन ठुलो कुरा भएर।
4: छ्या के गरेको यो, दायाँ बायाँ हेर्नु पर्दैन भने हेर न, ढोका पनि खुल्दैछ, कस्तो खालको मान्छे भने।
5: ए ढोका खुल्दै पो छ, म लगाइहाल्छु नि टक्क लाएर। रमा आचिम्म गर न,
4: खोइ छोड न, कस्तो मान्छे कि। उत्सव सुन न।
5: हजुर भन न।
4: सन्देशलाई लिएर आमा कहाँ जानुभएको आज?
5: हेर न कुरा टारेको। हेर न सन्देश त मेरो छेउ पर्नै मान्दैन भने, अब अस्ति श्राद्धको दिन हेर न, टाउकोमा कसौडा अड्काएछ, मैले बिस्तारै निकालिदिएको थिएँ, आमा आमा भन्दै रुँदै गयो।
4: किन त्यस्तो गर्छ? आमासँग बुझ न एकचोटि, तिमी जहिले रिसाउँछौ होला अनि।
5: अब आमाले भने पो त, जा अब छोरो फकाउनु नजानेले के गरी खान्छस् भन्नुहुन्छ उल्टै।
4: यसो तिमी पनि घरमा बस्नु, छोरासँग खेल्नु, काममा सगाई पकाई गर्नु, अनि पो आमाले पनि तिम्रो कुरा सुन्नुहुन्छ। दिनभरि घुम्दैमा ठिक्क छ तिमीलाई।
5: घरमा पनि कति बस्नु, फेरि के गरेर बस्नु? अब बरु साथीभाइसँग यसो केही गर्न सकिन्छ कि भनेर सरसल्लाह त हुन्छ नि।
4: सरसल्लाह गरेर मात्रै बसेको कति महिना भइसक्यो भन त, खै अहिलेसम्म केही आइडिया बन्यो त?
5: बन्दै त छ नि, एउटा कुरा कति भनिरहेको तिमीले पनि।
4: ल हेर, रिस त नाकको टुप्पोमै छ है।
5: अनि उठ्दैन त रिस, त्यसमा चाहिँ आज मलाई उसै त दिक्क लागिरहेछ।
4: के भयो र फेरि यत्रो बेर कुरा गर्दा केही भनेनौ?
5: खै के भनौँ, आमा मसँग ठुस्केर निस्किनु भएको छ कता।
4: मेरै कुराले त होला नि, जति गरे पनि नसक्ने भयो उत्सव। मैले तिमी आफै भन त, तिम्रो आमालाई खुसी पार्न मैले के गरौँ अब?
6: ए कान्छी, कान्छी।
7: हजुर।
6: तल आ त
7: एकछिन।
6: कति एकछिन एकछिन भनिथ्यो, आइज छिटो। अँ भन्नु, इन्दुका घर मै पुर्याइदे।
8: स्कुलको पाठको किरा छु, सकेर जान्छु।
6: ए तिनीहरूका घरमा भात चाँडै खान्छन् क्या, गएर आएस चाँडै।
8: ऊ सौगा दाई आइपुग्नु भयो, दाईलाई भन्नु।
6: खुरुक्क आफै नगइकन,
8: दाई इन्दु बोजूको माल मै लगिदिनु रे, आमाले भन्नुभएको।
6: तेरा दाई काम गरेर थाकेर आया छ होइन त, कति अल्छी भाकी हो।
8: आमा पाठ घोक्दैछु कि।
6: घरमा जतिखेर घोक्या भन्छ, स्कुलमा के गर्छ? अर्काको बारीको आरू चोर्न हिँडेर त्यत्रो घाउ बनाएर आई।
5: ले ले कान्छी, एक बटुको मही खाऊ।
6: हुन्छ दाई, त
4: तपाईँ खाएर इन्दु बाउजूकोमा पनि मै लगिदिनु है।
9: सक्दिनँ म।
8: कस्तो हुनुहुन्छ, लगिदिनु न।
9: आफै जान।
8: मेरो कविताको कार्यक्रम आइरहेछ के, त्यही भएर भन्यो हौ।
9: थकाइ लाग्छ मलाई त।
4: खुरुक्कन आफै नगइकन दाईलाई के भन्छे?
8: ल लिनु बटुको।
4: मै हालेर दे न, सधैँ पढ्या भन्छे, रेडियो सुनेर बस्छे। छोरी मान्छे भएपछि यसो घरमा सगाई पगाई गर्नु भन्या छैन।
8: दाईले कविता सुनेर बसेस् भनेर गाली गर्नुहुन्छ र मलाई, तपाईँलाई जस्तो। लिनु दाई मै।
9: कवितामा जति मन पढ्नमा जाने भए हाम्रै कान्छी स्कुल फर्स्ट हुन्थ्यो होला।
8: नजिस्काउनु न दाई।
9: स्कुलमा सर मिसले त कविज्यू भन्छन् हाम्रै कान्छीलाई, होइन त कान्छी?
8: भयो क्या दाई।
9: ल कविज्यू, एउटा कविता जाओस् न त।
4: ल हेर, दाईसँग चलेर बस्नुभन्दा गया हुन्न। हाम्रा पालामा दाई भाइसँग डढाउँथ्यौ हामी, अहिलेका केटाकेटी।
10: प्रेम कुमारी आमा, मै पारिसक्नु भयो कि पार्न बाँकी हो?
4: पारिसक्या हो।
10: फसीको तरकारी पकाएको घाँटीबाट आफ्नो भातै छिर्दैन, त्यही भएर
4: यो कुसुमकन अघिदेखि लग्दै भन्या भन्या मान्ने भए पो।
8: इन्दु बाउजूकोमा त कति छिटो भात खाने के, हाम्रो त भात बसाले के छैन।
10: ला, मेरो कार्यक्रम त छुटि गयो।
9: तरकारी कान्छीले पकाएकी
4: हो? भात पाक्या नै।
10: काका काकी कहाँ जानु भयो र?
4: तल्लो खेतमा गया छन्।
10: काका त नगएको भए पनि हुने, त्यस्तो दम बढेको बेलामा उहाँसम्म
4: भन्या हो त। सुन्या कान लाउन्या भया पो, रातभरि खोकेको खोके छ, दमको रोगी चुरोट नखा भन्या टेर्दैन।
10: काकाले खोक्या, हाम्रो घरसम्म सुन्या थियो राति।
9: जति भने नि हाम्रो बाले आफ्नो पारा छोड्ने होइन।
4: रातभरि नसुत्या मान्छे।
9: आमा, चामल भिजाएको छ है?
4: छ, ऊ त्यो आरीमा हेर्न।
9: ए ल ल, त्यसो भए म भात बसाइहाल्छु नि।
10: सुसाई बाबु कति जाँगरिलो हो, स्वाइनी हुने केटी चाहिँ भाग्यमानी हुने भाइ।
4: तिमी पनि भाग्यमानी रहेछौ, नेत्र जस्तो सोझो मेहनती पोइ पाएछौ।
10: अँ त्यो त हो आमा। अनि बरियात गर्ने बेला भयो है, अब त सौगात बाबुको
9: के को हतार भाउजू, बिस्तारै गरौँला नि।
10: अस्ति कान्छी माया दिदीको घरको पूजामा देखेको केटी राम्री लागेको थियो है सौगात बाबु, कि कुरा गर्न पठाउँ बाबामालाई?
9: भाउजू पनि
4: आज दही पनि धेरै थियो, मै पनि बाक्लो छ, खैले फोलो थापिन्दु, मै हालिदिन्छु।
9: के भयो मेरो बालाई?
0: धारावाहिक रेडियो नाटक रोपे गुनाफलको आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला, साथै हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। यो हप्ताको लागि प्रश्न रहेको छ, धारावाहिक रेडियो नाटक रोपे गुनाफल सिजन दुईमा जगत र ललिताको परिवार कुन ठाउँमा आइपुगेको छ? प्रश्न पुनः एकपटक, धारावाहिक रेडियो नाटक रोपेगुना फल सिजन दुईमा जगत र ललिताको परिवार कुन ठाउँमा आइपुगेको छ? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: नमस्कार, धारावाहिक रेडियो नाटक रोपेगुना फल सिजन दुईमा यहाँहरूलाई स्वागत छ। रोपेगुना फलको पहिलो सिजन तपाईँले सम्झिरहनु भएको नै होला। जगत, ललिता, लजुका बारेमा जान्न मन लागिरहेको नै होला। एउटा कुरा भनौँ, अहिले जगत र ललिताको परिवार बस्तीपुरबाट माझकोट पुगेको छ। नयाँ ठाउँ, नयाँ परिवेश अनि त्यहाँ उनीहरूका नयाँ छिमेकी साथीहरू पनि छन्। कथामा बड्डाचौर र विलासनगर पनि थपिएका छन्। बड्डाचौरमा कविता लेखनमा औधी रुचि भएकी कुसुम र उनको परिवारको बारेमा पनि तपाईँले थाहा पाउनुहुनेछ भने विलासनगरमा आयुष, रोजिना, खुसबु र किशन जस्ता किशोर किशोरीका रमाइला कथाहरू पनि सुन्न सकिनेछ। अब लागौं धारावाहिक रेडियो नाटक रोपेगुना फल सिजन दुईको पहिलो अङ्क सुन्नतर्फ।
1: ल हेर, भन्दा भन्दै पोखिहाल्यो। काम गर्न त फिटिक्कै दिने होइन यो बिरालोले। उता जा, जता गए उतै गएर हैरान पार्छ। उत्सव पनि कहाँ गएको हो के भनेदेखि? बरु यो बिरालो जतिखेर नि घरमै बस्छ, छोरो चाहिँ लखर लखर माझकोट बजार डुल्दैमा फुर्सदै छैन। उत्सव ओए उत्सव के भनेदेखि? होइन, कहाँ गएछ? एकछिन अगाडि त तिमी मोबाइलमा घुसी मुटो लगाइरहेको थियो। उत्सव
2: हजुर हजुर,
1: यहाँ आइजाऊ न भने।
2: आइरहेको छु त आमा। पनि अब घरमै भएको मान्छेलाई बोलाउँदा नि उफ्री उफ्री गरेर बोलाउनु पर्छ त।
1: नकार, यहाँ पुरेत बाजेको सिधा चामल उठाइदिन लाएको, ढाड दुखेर फक्कै भइसके। यति उठाइदिए त हुने नि।
2: आमा छोरा टक्क लाएर बात मार्न लाग्यो बेला म्याउ म्याउ गर्छ त। अहिले एक लात तर भुङ्रोलाई कटाइदिन्छ नि थाहा हुन्छ।
3: इन्दु प्रसाद,
2: ए तिमीले पनि ल्याएको? म आइहाल्थेँ नि।
3: आमा तपाईँले पनि प्रसाद खाइहाल्यो भने नि।
1: अहिले पर्दैन, यति सकाउँछ अनि खामला।
2: ल, अचार पनि ट्वाक्क रहेछ, फुरौला पनि गजब छ। तर यो सेल चाहिँ ठ्याक्कै यही बिरालोको काम जस्तो।
3: जस दिन कहिले जाने छैन है,
2: तर जे होस् मिठो चाहिँ छ है।
1: पुरेत बाजे जानुभयो?
3: अँ, खाइवरी जानुभयो आमा।
1: रमा को को आए, को को बाँकी छन्?
3: हिमा, नैना आन्टी, लालु काका आउनुभयो, कोही भान्सामै हुनुहुन्छ।
1: ए,
2: अनि जगतदाले त देख्दैन त?
3: उहाँहरू आउनु भएको छैन, ती तल भएर पनि कति ढिला गरे होला।
1: हेर न, अचार खाँदा खाँदा उफ्रेको, हेरेर खानु पर्दैन।
2: अब खुर्सानीको ढेडी नै चपाए त
1: त्यति साह्रो पिरो पनि छैन है।
2: छैन नि, कहाँ पिरो हुन्थ्यो त, मान्छेको कानै रातो भइसक्यो, रातो खुर्सानीको जस्तै। आमा ल्याउ न, त्यहाँ दुनामा चिनी घिउहरू छैन, पुरीले छोडे ल्याउँ त।
1: रोटी फुलो र के ल्याइदिउँ?
2: पर्दैन भयो, बल्ल
1: साँच्चै हो। ल ल, त्यसो भए म भान्सामा गएँ है।
2: हेर त, यो दुनाम भएको पैसा पुरीतवाला दिनु बिर्स्यो है क्या हो?
1: होइन होइन, कन्या केटीहरूको लागि दक्षिणा दिन ठिक पारेको थिएँ।
2: ए, हेलो, हिक्मत भन् त, सालिक चोकमै छ? ल ल, म आइहालेँ है त।
1: पर्या छैन कहीँ जान, कमसेकम आजको दिन त घरमै बस।
2: ए, म त छतमै आइपुगेँ त। आमा छोरा के गर्दै हुनुहुन्छ कुन्नी? के गर्नु र जगत दाई, अब तपाईँलाई परेर बसिरहे नि। होइन जगत दाई, तपाईँलाई त्यही भुइँतलाबाट माथि आउन पनि कत्रो टाइम लाग्यो हो।
4: त्यही त हो नि, बच्चाहरूको होमवर्क भन्यो के भन्यो।
2: जगत दाई, ल यहाँ बस्दै गरौँ है त, म प्रसाद लिएर आइहाल्छु।
1: खै त जगत बाबु, ललिता नानीहरूलाई किन नल्याएको?
4: ललिता अफिसबाट आएकी छैन आन्टी, नानीहरू होमवर्क गर्दैछन्, फेरि भर्खरै अनलाइन क्लास पनि सके। अब ललिता आएपछि आउलान् सबैजना।
2: जगत दाई, ल प्रसाद लिनुहोस्। अब सेलरोटीको आकार चाहिँ अलिक गडबड छ है दाजु।
4: मिठो छ त, मलाई त एकदम मन पऱ्यो है।
2: हो र,
1: के भनेदेखि नि बाबु, यस्ता सेललाई त राम्रो र मिठो भन्नुहुन्छ भने मैले बना सेल देख्नु भयो र खानुभयो भने के भन्नुहुन्थ्यो होला? मेरा पाला निमकली खत्रीले बनाएको सेलको चर्चा यो माझकोटमा मात्र होइन, वरिपरिका सबै गाउँलाई थाहा थियो
4: है आन्टी।
1: अनि त के भनेदेखि नि जगत बाबु, अब पहिलेको जमाना अर्कै थियो क्या?
5: त्यही त नि आमा, अब उहाँ नै छ नि, सुका किलो घिउ थियो, खाइला जिउ थियो।
1: हेर्नु त जगत बाबु, छोर छोरीको बाउ भएर पनि यो उत्सव।
6: आमा, सन्देश कहाँ छ?

0: सुन अहिलेको सुन यता आइज न
1: के भयो त्यागी चरण भा हो
2: हाई अर्को महाटर छेरी शुक्रबार क्यारी मान्न छोडेर आउँछ होला नि डागी सर आरामले जाँदा हुन्छ
3: आयो भने नि कति न
2: आयो के भो त भागिन्छ नि कोटुङटुङ लाएर त्यो भुडे सरले हामीलाई समात्न सके पो त्यही त पर्सि स्कुल जानु पर्दैन कस्तो डराएको के हो तनु के गर्छ न त्यो सरले
1: तेरो पो म्याथ राम्रो छ र माया गर्छ मलाई त देखी सहँदैन
2: हे खैले लौ रे त के भन्यो भने उसकै बुढीले आरू खान मन लागि झारेर खाऊ भनेको छ भन्नुहोला नि त छ्याक यो ठुलो लौरोले भेट्ला कि भनेको झन् भेट्दै भेट्दैन रहेछ योभन्दा अलि ठुलो लौरो छैन
3: लौरो त छैन गौरी हातमा ढुङ्गा छ अलिक उता सर त खै
1: कहाँ ढुङ्गा छ तनु
3: आरूमा
1: अहिले कसैलाई लाग्यो भने
3: अब के गर्ने त लौरोले भेट्दैन रुख झर्न सकिँदैन
1: खैरौँ कति भएको छ
3: यी यति त हो नि आहा यसमा चट्ट नुन खोर्सानी चोपेर खान पाए त कस्तो मिठो हुन्थ्यो है
2: अर्को शुक्रबारदेखि नुन खोर्सानी पनि ल्याउनु पर्छ है
1: कस्तो अर्को शुक्रबार
2: ल यो समाज
1: ल खाओ
3: आम्मामामा नुन खोर्सानी बोकेरै आथिस्
2: यो कुसुम पनि तालकी छे के मात्र बोकेर हिँड्छ हिँड्छ
1: के गर्नु त पढाएको बेला कहिले काहीँ निन्द्रा लाग्छ त अनि ट्वाक्क नुन खुर्सानी चाट्यो निन्द्रा चैट कस्तो रसिलो है आरू
3: कस्तो पिरो रहेछ खुर्सानी त
1: मजा आउने पिरो छैन त
2: तँलाई आयो मजा मेरो त आँखाबाट आँसु आयो
3: म त पिरो खानै सक्दिनँ हाम्रो साथीहरूमध्ये त कुसुम मात्र होला पिरो खान सक्ने
2: होइन कञ्चनले पनि खान्छ नि कुसुम जस्तै
3: ए हो कञ्चनले पनि त खान्छ नि ए साँच्ची कञ्चनले आज स्कुलमा क्या राम्रो नाचेको है
1: मैले पनि राम्रो नाच्छ भनेर सुनेको तर देखाएको थिएन राम्रो नाच्दिरहेछ किन आज
2: होइन आज सबभन्दा राम्रो त अझै नै नाचेको थियो नि
3: भ्यागुता उफ्रिया जस्तो
2: कचाइ नाका थियो अरे पक्कै मात्रै गाउँछु कसले देला धन मलाई कसले देला धन कसले देला धन मलाई कसले देला धन गरे फेरि देखाम
1: पर्दैन पर्दैन पुग्यो
2: अझैको कन्फिडेन्स चाहिँ मान्नै पर्छ कि
3: कन्फिडेन्स त कुसुमको पनि त राम्रो थियो नि कविता पढ्दा
2: पढ्नमा लास्ट भयो भने कवितामा चाहिँ फर्स्ट थियो है हाम्रो कुसुम
1: बढी नबोले
2: हस् कविजू माफ पाऊ
3: हरिशले कस्तो राम्रो गीत गाउन थालेको है आज भोलि सुनिरहेछ ताल
2: कुसुम के भन्दैछ तनु
1: नजिस्कान अरू बाँकी छैन
2: सक्यो त
1: टिप्यो त अरू
3: अब त भेट्न नि पऱ्यो नि भेट्ने जति सबै टिपिहाल्यौँ
1: पकाइ त म चढ्छु रुखमा
2: फ्रक लगाएर रुख चढ्ने
1: के भयो त तिमीहरू अरू मान्छे आउँछ कि हेर भइहाल्यो नि
3: भयो कुसुम लड्लिस् फेरि
1: लड्दिनँ के
2: कुसुम कुसुम हो त्यो चिज त तैँले हेर त त्यो त समयराको हाँगामा नै छ हेर त कत्रो ठुलो छ हेर त
3: सँगै अर्को पनि छ हेर त
2: कतापट्टि
3: बायाँपट्टि हेर्न ऐ गौरी चाङ्गे सराए जस्तो छ अब के गर्ने
2: ल कुसुम कुसुम तल झर तल
3: हाम फाल्न छिटो
2: ल कुसुम त्यो त सब सब च्याची छ अब के गर्ने
3: यो पनि
4: ए लौ लौ लौ लौ न धन्न लोड्यो हेर रोजिना ला पोलमा झन्डै ठोकिएन ए रोजिना अलि विचार गरेर खेल है
5: अन के साह्रो के रो तेरो के हो केटो हँ
4: हे नकरा न मुला अहिले ऊ खेलाडी हो म उसको ठुलो फ्यान हो चिप्स
5: ए यति त थियो यहाँ बिहानैदेखि पानी नखाइकन आएर छु
4: त्यही त म त एका बिहानै मासु भात खाएर आएको होला नि होइन के साह्रो गर्ने भएको है यहाँ छायामा बसेर हेर्दा त यस्तो छ बिचरा उता खेल्नेलाई कस्तो होला
5: अब धेरै माया लागेको भए उतै गएर पङ्खा हामकै भइगयो त यसो चिसो चिसो पानी सानी दिनु
4: ल परेको छैन है बेटा यति साह्रो भने बरु रोजिनालाई चाहिँ हम्किदियो कि जस्तो लाग्छ बेला बखतमा।
5: अरे अरे अरे अरे रोजिना नै किन नि, मनमा लड्डु फुट्दैछ कि क्या हो, चालु नै हो कि क्या ब्रो? पनि
4: मैले त राम्रो खेलाडी हो मात्र भन्न खोजेको, त चाहिँ कहाँको कुरा लगेर कहाँ जोड्छस् गाँठे?
5: बुझ्दैछु है म तेरो चाल ढाल, अस्ति स्पोर्टको कुरा गर्दा त भलिबल मन पर्दैन भन्थ्यो, आजकल खुब इन्ट्रेस्ट दिन थालेछ हो, किन भने त कुरो यस्तो पो रहेछ के हो
4: धेरै बिल्ला नहाने कि तैँले चाहिँ किन हेरिरहेको छस् त त्यसो भए?
5: यस्तो आँखालाई रमिता नि,
4: तँलाई आँखाको रमिता
5: हातै चाहिँ नहाल न,
4: अनि के चाहिँ पाए त्यही भन्छस् त?
5: त टेन्सन नले न आयुष, मैले रोजनालाई मात्रै हेर्ने भनेको होइन अरू केही।
4: त पनि अचेल बिग्रिस किसन, ओ अचम्म ए कस्तो दामी हानी यार, ए सुपर
5: ल ल ल हेर जोस निकालेको। आयुष एउटा कुरा कि, यो खेलाडी केटीको चाहिँ पछि नलागेकै राम्रो बुझिस्?
4: ल किन नि के हुन्छ र कुरा पनि के हो तेरो यार?
5: अब केटीसँग बोल्न छेउ पर्न मरे जस्तै गर्ने मान्छे त
4: म त्यस्तै छु बुझिस् बड्डा, केही चेन्ज भएको छैन।
5: तँलाई केटीसँग डराउने रोग लागेको छ कि क्या हो?
4: त्यति भस्मै नै होइन है, भन्न पाए भन्दैमा।
5: ए ओए ओए ओए ओए आयुष, तँलाई टिप्स चाहिएको भए चाहिँ कट्टु दाईसँग लिए भइगयो त।
4: के कट्टु सट्टु भनेर आने यतै आउँदैछ नि दाई त।
6: कस्तो शीतल भयो। अनि तिमीहरू चाहिँ के भुराभुरी जस्तो चिप्स टोकेर बसिरहने, यसरी चिसो पानी पो खानुपर्छ राति हर र हुने गरी।
5: विवेक दाई पानी खानु न
6: ल समा, अनि अलि उता सर।
4: ओ किसन अलिकति मलाई पनि राख्दै त्यहाँ पानी बाँकी, फेरि पायो भने सबै खाने होइन फेरि।
6: अर्काले दिएको पानीमा पनि के बाँच्छ हो तिमीहरू?
5: अनि
6: खाजा खाइसक्यो तिमीहरूले?
5: छैन दाई, यहाँ आयुष सरलाई रोजिनालाई हेर्नै ठिक्क छ। विवेक दाई आयुषले रोजिनालाई
4: के भनेर नचाहिँदो कुरा चुला गेमहरू पारी
5: देख्नु भयो नि दाई, एउटी केटी के मन पराउन थाले थियो उसलाई पुरै कलेज हरा भरा लाग्न थालेछ।
6: ए ल नयाँ कुरा पो सुन्नमा आयो त यार। तर
5: तर के दाई?
6: तर त्यसले यसलाई भाउ दिन्छ जस्तो चाहिँ लाग्दैन है मलाई, निकैले ट्राई गरेर छोड्या हुन्।
4: खास त्यस्तो केही पनि होइन दाई।
5: त्यो त तेरो अनुहारले बताइरहेछ नि, हो कि होइन विवेक दाई?
6: आफ्नो आफ्नो हेरायो केटा, मलाई त त्यो रोजिनाको साथी पूजा छ नि
4: दाई, त्यो त्यो
6: त्यसको फिगर सोलिड लाग्छ यार।
5: हे विवेक दाई पूजाको बारेमा जेपिटी नभन्नु है।
6: ल त्यो चाहिँ को हो र?
5: मैले भनिदिएको छु नि फेरि।
6: ओए किशोर कसा थर्काएको तैँले?
5: हात चाहिँ नहाल्नु है दाई, म त्यसै छोड्दिनँ नि फेरि।
6: जा के गर्छस् गर, तैँले नि मेरो एउटा रौ पनि हल्लाउन सक्दैनस् बुझिस्?
7: धारावाहिक रेडियो नाटक रोपे गुनाफलको आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला, साथै हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। यो हप्ताको लागि प्रश्न रहेको छ, धारावाहिक रेडियो नाटक रोपे गुनाफल सिजन दुईमा जगत र ललिताको परिवार कुन ठाउँमा आइपुगेको छ? प्रश्न पुनः एकपटक, धारावाहिक रेडियो नाटक रोपे गुनाफल सिजन दुईमा जगत र ललिताको परिवार कुन ठाउँमा आइपुगेको छ? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। हवस् त रोपेगुना फलको अर्को अङ्कमा भेटौँला, नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 73
2: हात त्यति भर पनि रोप्न सक्दैन, रोनाल्डोले क्यासँग रोपिदिन्छ।
3: अनि भन त यो त ग्लोब पृथ्वी पृथ्वी
2: है खुरु खुरु खेल क्या किचकिच गरेर
4: के गरेर तिमीहरू क्लासमा जानु पर्दैन?
3: सर सर यसले ग्लोब चोरेर फुटबल खेल्दैछ।
4: के रे ग्लोब चोरेर फुटबल?
3: हो सर, अझ मलाई ताकी ताकी हानेर छेक भन्छ।
4: ओ सन्देश, त्यो ग्लोब लिएर यता आइज।
3: सर रोनाल्डो भनेको को हो?
4: चितवनको जङ्गली हात्ती हो। किन र?
2: होइन बाहिर सर, रोनाल्डो त फुटबल खेलाडी हो।
4: ए यता आज त यता, रोनाल्डो भनेको फुटबल खेलाडी होइन, खुब फुटबलको किरो भाषा छैन।
3: सर
4: यो क्लब कहाँबाट ल्याएछ भन?
2: मैले बाटोमा भेटेँ सर।
3: होइन बारे सर, यसले हेड सरको टेबलबाट चिप्ट्याएको हो।
4: हेड सरको टेबलबाट ग्लोब चोरेर फुटबल खेल्ने तँलाई रोनाल्डोको भूत?
2: सर मेरो कान दुखिसक्यो कि, छोडिदिनु न।
4: ग्लोब चोरेर झुट बोल्ने त तँलाई कसरी ठिक पार्नुपर्छ मैले जानेको छु। ओ त्यो लट्ठी लैले।
3: हुन्छ सर।
4: हेड सर जस्तो माया गर्ने सर ठाने होलास मलाई, त जस्तो चकचकी बच्चालाई के गरेपछि ठिक हुन्छ मलाई सब थाहा छ।
3: सर यी लट्ठी
4: कप्टु पर
3: तैँले
4: झुक्किन बोलिस। तँ पनि यता यो भाग कोठामा।
5: रमेश सर के भयो, किन रोइरहेको छ सन्देश?
4: हेर्नुहोस् न सर, कस्तो बदमास केटो होला, हजुरको टेबलमा राखेको ग्लोभ चोरेर फुटबल पो खेलिरहेछ।
5: ए हो र, अनि खेलेको मान्छेहरू हुन्छन् त खुसी पो हुनुपर्ने। अनि यो तपाईँको हातमा लट्ठी चाहिँ किन नि?
4: यत्रो सामानको खति भयो, यस्तो चोर बदमास बच्चालाई त्यसै छाड्न त भएन नि सर। आज ग्लोब चोर्नेले भोलि अफिस नै फर्न के भेर?
5: चुप लाग्नु तपाईँ, यत्रो बच्चालाई यसरी शारीरिक दण्ड दिएर हुन्छ? अलिकति विवेक छैन तपाईँको? सन्देश यहाँ आऊ त बाबु। अनि ग्लोब चोरेर फुटबल खेलेको तिमीले?
2: मैले चोरेको होइन के।
5: अनि रमेश सर त त्यस्तै भन्दैन हुन्छ त?
2: टेबलमा थियो अनि राम्रो लाग्यो अनि फुटबल खेल्न ल्याएको।
5: अनि बाबु फुटबल र ग्लोब त फरक हुन्छ नि, ग्लोबमा रिङ हुन्छ फुटबलमा हुँदैन। अब तिमीले यो ग्लोब बिगारेको सजाय त पाउनु पऱ्यो नि, होइन र?
4: अनि त्यही त भनेको नि सर मैले पनि।
5: तपाईँसँग म एकछिनमा कुरा गर्छु। सन्देश तिमीले अब अफिस कोठामा गएर यो ग्लोबमा भए जस्तै पृथ्वीको नक्सा बनाउने है। तिमीले भुइँमा फुटबल खेल्दा ग्लोब कोरिएर बिग्रियो हो कि होइन? हो, त्यसैले अब बिग्रेको ठाउँमा तिमीले बनाएको चित्र टाँच्ने। बनाउँछौ नि पृथ्वीको नक्सा?
2: बनाउँछु।
5: गुड, ल जाऊ अफिस कोठामा, म त्यहीँ आउँछु ल। बिस्तारै जाऊ, नदौड लडिन्छ फेरि।
4: सर तपाईँले यत्रो बदमासीको सजाय जम्मा चित्र कोर्न दिनुभयो, चित्र कोर्ने पनि सजाय हुन्छ र?
5: भर्खर दुई कक्षामा पढ्ने 6 वर्षको बच्चालाई कुटेर हुन्छ? मैले उसलाई सजाय त दिएँ, तर के भन्यो भने उसले बिगारेको वस्तु उसैले बनाऊ भनेर। उसलाई अब मैले बिगारेँ भन्ने महसुस हुन्छ नि।
4: तर सर यसरी कति बच्चाहरूलाई सिकाउन सकिन्छ र?
5: सबै बच्चाले एकैपटक बदमासी पनि त गर्दैनन्, गरेछन् नै भने पनि विद्यार्थीलाई दण्ड सजाय दिन पाइँदैन भन्ने थाहा छ कि छैन तपाईँले?
4: त्यो त हो सर, तर
5: तर सर होइन, बालबालिकालाई बिना सजाय माया गरेर पढाउन सक्नुहुन्छ भने पढाउनुहोस्, नत्र मैले तपाईँको विकल्प खोज्नुपर्छ। बुझ्नुभयो नि मेरो कुरो?
6: हरे यो मुसाले त धुर्रुकै पार्यो यसलाई त। सौगात उ त्यो कुच्चु फालिदियो त।
7: लानु
6: तल्लै बज्यो लखा। हेर्नु न हाँस अर्कोलाई यस्तो दुखिरहेको छु म आफ्नो मुसाले हाने तँलाई पो लाग्यो। ल अब के गर्नु त, हान्छु भनेर हाने नै अहिले एकछिनमा तेल लगाएर मारिदिउँला नि। अनि भात थपौँ तँलाई?
8: पुग्यो, अब दाल थपिदिनु आमा बरु।
6: थालमै हालिदिउँ?
8: हुन्छ।
6: सौगात तँ त्यहाँ के गरेर, भात खाने होइन?
7: एकछिन पर्खनु न, यति हिसाब सक्छु।
6: हिसाब किताब पछि टिपे पनि हुन्छ, आइज भात चलाइसके। उस बेला पाक्या भात बुवाले खाइवरी एक निन्द्रा पुर्याइसक्नु भयो होला।
7: ल ल पस्किन
6: ल ल भात खाइसकेपछि मेरो फोनमा पैसा हालिदिए है सौगात। ठुल्दाईलाई फोन गर्नुपर्ने, मोबाइलमा पैसा नभएर गर्नै पाएको छैन। त्यो सन्चो छैन भन्नुहुन्थ्यो, ठिक भयो कि भएन?
7: के आरे
6: खै सुगर बढ्या छ भन्दै हुनुहुन्थ्यो।
8: आमा खै अलिकति दुध थपिदिनु त।
6: थाप त ल ल
8: थोट थोट थोट।
6: अस्ति फोन गर्दा कुसुमको टिका लगाउने दिन छिटो तोक भन्दै हुनुहुन्थ्यो दाई। केटा पक्षी कराएको कराइ छन् रे।
8: कसले गर्छ बिहा, म त गर्दिनँ त्यसमा त्यस्तो बुढोसँग।
6: राम्रो केटा पाउन त आफू पनि राम्रो हुनुपर्छ। त्यही केटा त मामाले बल्ल बल्ल खोज्नु भएको छ।
7: तपाईँहरूले जति भन्नु पनि लागेन आमा, यसो उसो गर्यो तपाईँहरू कान्छीकै बिहामा आएर किन अड्किनुहुन्छ मै बुझ्दिनँ।
6: बिहा गरेर नपठाएर के गर्ने भन् त? अहिले नै तेरी बहिनीले दुनियाँलाई हँसाइसके, यसलाई यत्तिकै राख्ने हो भने त अरू के गर्ने हो?
7: आफूले केही नगरे पनि दुनियाँले नराम्रो देख्छ भने त्यसमा हाम्रो कान्छीको के गल्ती?
6: तँ यस्तै कुरा गर्छस् र त कुसुमलाई जे गरे पनि हुन्छ भन्ने भएको छ।
7: हेर्नु आमा, मैले धेरै पटक भनिसकेँ, कुसुमको अहिले बिहा गर्ने बेला भएको छैन। म कुनै पनि हालतमा कान्छीको बिहा हुन दिन्न।
6: सुन्न सौगात,
7: मलाई तपाईँसँग यो विषयमा कुनै कुरै गर्नु छैन।
6: अँ त्यही भातसँग रिस्पोक, तिमीहरूका दाजु बहिनीलाई जे मन लाग्छ त्यही गर, हाम्रो त केही कुरा सुन्ने होइन।
7: कान्छी के जुठार लिएर बसिराखेकी, हाचुर छ।
8: मेरो कारणले तपाईँले जहिले आमा बुवासँग झगडा गर्नुपर्छ है दाई?
7: त्यस्तो सोच्ने हो, घर परिवारमा यस्ता सानातिना कुरा त भइरहन्छन्, त टेन्सन नलिए।
8: सधैँ झगडा सधैँ रडाको मलाई त दिक्क लाग्न थालिसक्यो, यो सबै मेरो कारणले भइरहेछ।
7: के भने कि कान्छी त्यस्तो?
8: दाई तपाईँले नभने पनि मलाई राम्रोसँग थाहा छ, आमा बुवालाई मेरै कारणले दुनियाँको कुरा सुन्नु परेको छ। तपाईँ पनि सबैको अघि नराम्रो भइसक्नुभयो।
7: एउटा कुरा याद राख्छु, तेरो दाई आफ्नै बहिनीको लागि नराम्रै बन्न पनि तयार छ।
8: त्यही भएर त मलाई झन् दिक्क लाग्छ नि दाई, मैले गर्दा तपाईँलाई सबैले नराम्रो भन्छन्, आमा बुवा पनि खालि करेर आउनुहुन्छ, म नै भइनँ भने बरु।
7: त्यस्तो होइन के कुसुम?
8: हो दाई, म नै सबै समस्याको जड हो, म नै भइनँ भने सबैलाई आनन्द हुन्छ।
7: हेर, आवेगमा कुनै पनि निर्णय गर्न हुन्न है कुसुम, आवेगमा गरेको निर्णयले जीवनभर पछुताउनु पर्ने हुन्छ। तैँले त्यस्तो कुनै पनि निर्णय गर्न हुन्न जसले तेरो भविष्य बिगारोस्।
9: अन्तिम ओभर खेल भइरहेको छ, टिमका लागि अब 4 बलमा 14 रनको आवश्यकता छ। फास्ट बोलरले त्यसलाई अहिलेसम्म राम्रो बल फालिरहेका छन्। 13 अब के हुन्छ? नाइस शॉट।
10: अब यस्तै गरी दुई चार पटक उडायो भने त भइहाल्यो नि, होइन खुसबु?
11: हुन त हो, तर आज यसले लास्टै लोसे खेलिरहेछ। त्यस्तो हान्ने मान्छे यत्रो समयपछि बल्ल एक छक्का हान्छ।
10: अब त हान्छ, यस्तो गर्छ, फेरि के गर्छ गर्छ भने
11: के भयो खै? यसको खेल देखेर निन्द्रा लाग्न थालिसक्यो।
10: के कनाको कनाइ गर्छ त यसले? ठोक आयुष ठोक, फेरि छक्का उडाइदे।
11: के हान्ला, लास्टमा आएर स्टामिना नै छोडिसक्यो।
10: त्यही त, सुरुमा त राम्रै खेलेको थियो त,
11: पावर देखाएको होला नि सुरु सुरुमा एक दुई पटक। ल हेर त, यस्तो फुल टस बल छोडिरहेछ। ओए आयुष, अलि बलमा फोकस गर न,
10: जम्मा 5 रन मात्रै बाँकी छ। ओए अब त छक्का हान्न यार आयुष,
11: छक्का हाल्ने त काम भइहाल्थ्यो नि। ल हेर त, आज यसको टाउजरमा के भएको छ?
10: त्यही त, अघिदेखि कनाको कनाइरहेछ त, टाउजरभित्र कसो पसेछ कि क्या हो? ल ल ल, कनाउँदा त पुरै डान्स गरेर जस्तो पो गर्छ त।
11: खै के हो, म त केही बुझ्न सक्दैन यसका चर्ती गला। बल्ल भन्दा कनाउनमा ध्यान छ यसले।
10: ल देख्यौ खुसबु, झन्डै आउट भयो भने के खेल्छ यो?
11: यसले त आज गर्नुसम्म गर्यो भने यो ताल नब्बे तालको के खेल खेलिरह होला भने। अलि हिर्काउन यार मजाले।
10: ओए आयुष, अब 3 रन ले न, के नाटक गरिरहेछस्?
11: फेरि कलाउन थाल्यो। हेर त के गरे होला, फिल्डमा बसेको जस्तो अलिक खेलमा ध्यान दिनु नि।
10: वहाँ हेर न, अझै घुट्टो परेर कनाइरहेछ।
11: ल हेर त, आउटै भइसक्यो।
10: यो त पागलै रहेछ यार, यस्तो राम्रो बल थियो, जित्ने मौका थियो भने कनाउँदा कनाउँदै छाडेर जित्दा जित्दै म्याच हार्न पुग्यो। खुसबु, तिम्रो मोबाइलमा फोन आइरहेछ, हेर त।
11: मेरोमा हो र? मेरैमा त रहेछ नि। गुरुले गर्नुभएको छ एकछिन है। हजुर गुरु। ए हजुर निस्किसक्नु भयो। ए ए ल ल ल हुन्छ गुरु।
10: के भन्नुहुन्छ त गुरुले?
11: भोलि 10 बजे आयुषा लिएर अफिस आउनु भन्नुभएको छ। रिस्ताउँदै जानु।
10: ऊ आयो हाम्रो खेलाडी। यो लङ्गुरले लास्टमा अलि राम्ररी खेला भए कस्तो राम्रो हुन्थ्यो नि। खेल त जिति नै सकेको थियो नि।
12: खै किसान पानी दे त।
10: यहीँ छ यी ला पानी। आज त निकै राम्रो खेल प्रदर्शन गरेछ है। त्यस्तो जाबु बलमा पनि आउट भएछ होइन।
12: के गर्नु त बल आएको थाहै पाएन।
11: आज बल एकातिर तिम्रो ब्याट अर्कोतिर गइरहेको थियो। के भयो भन त आयुष? तिमी सामान्य बल पनि छाडिरहेको थियौ। गुरु पनि केही नबोलेर इस्तारै जानुभएको छ।
12: मैले के गरौँ त बल आएकै थाहा भएन।
10: अझ बलको बहाना गर्छ अनि त्यो ब्याटै छाडेर तँलाई कसले खनाउनु भन्यो?
12: अनि चिलासी नखनाउनु त
11: भयो। किसान अहिले केही नभन, यसको कुरा पछि हुन्छ। गुरुले पनि आयुषलाई लिएर अफिस आउन भन्नुभएको छ। जे गरे पनि सबै गुरुले उतै गर्नुहुन्छ।
0: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
13: गत हप्ता सोधेको प्रश्न थियो, बालबालिकालाई अनुशासन सिकाउने नाममा के दिनु हुँदैन? यसको सही उत्तर हो दण्ड सजाय। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत अछामबाट चेतराज खनाल, बैतडीबाट बिनु महरा, दाङबाट मौसम पाण्डे र सल्यानबाट अप्सरा विश्वकर्मा विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, स्थानीय तहको निर्वाचनमा निर्वाचित व्यक्तिलाई के भनेर बुझिन्छ? क जनप्रतिनिधि, ख कर्मचारी। प्रश्न फेरि एकपटक, स्थानीय तहको निर्वाचनमा निर्वाचित व्यक्तिलाई के भनेर बुझिन्छ? क जनप्रतिनिधि, ख कर्मचारी।
14: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार सुरुमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 93।
2: अब मुख्य समाचार।
3: पानी नपरे पनि दुःख, परे पनि दुःख, केही गर्दा पनि सुख छैन।
4: पानी पनि कति वर्षको वर्षै छ, यसपालिको जस्तो पानी पर्या त कहिले थाहा पाएको छैन मैले।
3: त्यही त,
4: कति दिन पर्ने?
3: धन्न सौगा सकुशल घर आइपुग्यो।
4: 12 घण्टा हिँडेर आएको रे, खुट्टा दुख्यो भन्दै थियो। मैले तेल तताएर दिएको थिएँ
3: अघि, म पानी लिन जाँदा अगेना छेउमा बसेर तेल लगाउँदै थियो।
4: ए
3: प्रेम कुमारी, त टिभी हेर्ने हो?
4: हेर्दिन।
3: ल उसो भए,
4: समाचार नै नसके टिभी बन्द गर्नुभयो त।
3: निन्द्र लाग्यो, बत्ती निभाइदियो है।
4: पख्नु न, यति बत्ती त काटिसकौ।
5: तपाईँ सुतिसक्यो हो?
4: छैन छैन,
5: म त सुतिसक्नु भयो भन्दा नै आमा।
4: ए के ल्याएछ तैँले झोलामा?
5: यसमा तपाईँको लागि एउटा कुरा छ, यी हेर्नु त।
4: आमा, फोन पो ल्याइदिएछ।
5: खै खै,
4: हेर न, निदाइसके मान्छे पनि उठ्यो त।
3: ओहो, यो त महेशकी बुढीलाई महेशले विदेशबाट ल्याइदिए जस्तै पो रहेछ त सौगात।
5: यसलाई स्मार्टफोन भन्छन्।
4: अनि कति पर्यो यसको?
5: 14-15 हजार पर्यो।
4: त्यत्रो पैसा किन हाले?
5: तपाईँले यस्तै फोन बोक्न रहर लाग्यो भने होइन।
4: कसले भन्यो तँलाई? मैले त भनेको छु जस्तो लाग्दैन।
5: तपाईँले नभने पनि म थाहा पाइहाल्छु नि।
4: बैङ्कको ऋण त्यत्रो छ, पैसा यसरी हुरेल दुरेल नगर्न बाबु, मलाई अहिले फोन नै चाहिएको थिएन।
5: किन पेर गरेर आमा, बैङ्कको ऋण त तिराउला नि। अब त तपाईँको छोराको व्यापार फैलिँदो छ, सबै कुरा बिस्तारै हुन्छ क्या।
3: अनि विलासनगरमा पनि खसी बोका पठाउने कुरा के भयो त सौगान?
5: कुरा मिल्यो भने पनि हुन्छ बुवा, अबको महिनादेखि पठाउने कुरा भएको छ।
3: ल गजबै भयो।
4: अनि यो गाउँको मात्रैले पुग्छ त बाबु?
5: पल्ला गाउँमा पनि कुरा गरेका छौँ, पर्सितिर एकछिन निस्किन पर्ला।
3: आमालाई त फोन ल्याइदिस्, अनि बाउलाई केही ल्याइदिनुहोस्।
5: पख्नु न बुवा, यसरी नै काम राम्रो हुँदै गयो भने तपाईँको पनि बड्डा चौरदेखि मास्कोटसम्म सारा हेलिकप्टरमा घुम्ने रहर पनि पुरा गरिदिन्छ तपाईँको छोराले।
3: लौ, मलाई हेलिकप्टरमा घुम्न मन लागेको छ भन्ने पनि थाहा छ तँलाई।
5: किन थाहा नहुनु, मलाई तपाईँहरूको रहर आवश्यकता सबै थाहा छ।
4: हेलिकप्टरमा घुमेपछि गाउँमा तेरो बाउको सानै कति बढ्ने होला।
3: छोराले यति भन्यो, मलाई हेलिकप्टरै नचढे पनि चढ्या सर भयो।
4: त्यो त हो है। साँच्ची सौगात, उत्तमले पर्सिको लागि एउटा खसी बनाएको थिए, के कस्तो हो भोलि गएर एकपल्ट भेट है।
5: किन चाहियो रे तिमीलाई?
4: खै, कञ्चनको टिका लाउने रे, अब पैसावाल मान्छे टिका टालामा पनि खसी काट्न लाग्यो होला नि।
5: कञ्चनको? अनि त्यो कञ्चन त हाम्रो कुसुमको उमेरकी होइन र आमा?
4: हो, अझ हाम्रो कुसुम भन्दा 3 महिना कान्छी छ।
5: तिमीलाई त म खसी दिँदै दिन्न।
4: के भन्छ यो?
5: खसी मात्र नदिने हो र, अझ म त कञ्चनको बिहे नै हुन दिन्न।
4: होइन, उत्तमले आफ्नो छोरीलाई बिहे गरेर दिउन् वा सधैँ माइतमा राखुन्, तँलाई के को टाउको दुखाइ? यसरी सबैको अघि छुचो हुनु पर्दैन है सौगात।
6: खुसबु, हेलो खुसबु, खुसबु गेट खोल न।
4: गेट खुल्दैछ, आउस भित्र आऊ।
6: यहाँ कुकुर पनि छ क्या?
4: बाँधेको छ कि कुकुर?
6: ए हो, ल ल,
4: नडराइकन आऊ है, आऊ बस। हो
6: ठिकै छ। अनि मम्मी है त?
4: मम्मी बाबाले सघाउन पसल जानुभएको।
6: ए
4: अनि के कामले नै आएको थियो कि?
6: होइन होइन, खासै त्यस्तो त के होइन, त्यसै घुम्दै आएको। अनि तिमी त चामलकै लाउँदै पो रहेछौ त।
4: तर खासै आउँदैन आउन चाहिँ।
6: हो र?
4: काम चलाउ मात्रै।
6: त्यसरी होइन, खै देऊ त।
4: तिमीलाई आउँदो रहेछ राम्ररी।
6: गाउँमा हुँदा कहिले काहीँ केलाउँथे।
4: ए थाहा भयो थाहा
6: भयो। कस्तै दिक्क पारे है रे मान्छेले।
4: कसको फोन हो र, उठाउन।
6: खै उठाउने कि नउठाउने, दिक्क लागिरहेछ भने।
4: फोन उठाउन पनि के को दिक्क हो र? खै को हो, देखाउ त। रोहन दादा।
6: आज बिहानैबाट नन स्टप फोन गरिरहेछ।
4: किन र?
6: त्यही, मलाई भेट्न आएछ, नत्र टिमबाट निकालिदिन्छु भन्ने थर्काउँछ।
4: किन, तिमी अझै गएको छैनौ र?
6: त्यस्तोसँग खेल नगर के हेर्नु?
4: किन, के भयो र? तिमी अस्तिबाटै रोहनको कुरा गर्दा अर्कै कुरा गर्छौ, खास कुरा के हो भन त।
6: त्यस्तो पागलको के कुरा गर्नु, जति बेला नि फोन गरेर थर्काउँछ।
4: किन,
6: त्यस्तालाई के कारण चाहिन्छ र?
7: खासमा त्यसले खेल्न आएन भन्नु थर्काको हो?
6: खेल्न भन्दा पनि कुरा अर्कै छ।
7: कस्तो कुरा अर्को छ भन न, के कुरा हो?
6: त्यसले मलाई अर्कै व्यवहार गर्न खोज्छ कि खुसबु।
7: भन्नाले?
6: मलाई केटीलाई गर्ने जस्तो व्यवहार गर्छ।

0: मैले त राकेश गुरुलाई सबै कुरा भनिदिएँ।
1: गुरुलाई मात्र होइन, यस्तो कुरा त प्रहरीमा लिखित उजुरी दिनुपर्छ।
0: यस्तो कुरा प्रहरीकोमा के लैजानेर खोज्छु?
1: प्रहरीकोमा अहिले नभएर अनि रोहनले फेरि झन्तना दियो भने के गर्छ?
0: खै के गर्ने गर्ने यार, कहिले काहीँ त केटाहरू लगाएर राम धुला हान्नुपर्छ कि जस्तो पनि लाग्छ।
1: यस्ता नचाहिँदो कुरा नगर आयुष, बरु मैले भनेको मान्छौ भने हामी आजै गएर पुलिसमा उजुरी गरौँ, जान्छौ नि होइन?

0: आहा, कति सुन्दर, कति कमल,
1: उच्च पनि. बच्चा बच्ची राम्रोसँग निदाएका छैन, के गरेको होला?
0: ल, तिम्रो कपालको तारिफ गर्न पनि छोरा छोरी निदाउनु पर्छ त.
1: मैले बुझाएको छैन निको. खै यो हात उता लैजाउँ न, मेरो गर्दन कस्तो अप्ठ्यारो भयो कि.
0: मालिस गर्दै त उसो भए
1: पर्दैन. हेत्तेरिका के खन्दाङ कुन्दुङ पारेको होला.
0: उहिले उहिले खाट चुकेर टिस्टा भान्थ्यो, अचेल भाँडाकुँडा बजेर टिस्टा भान्दछ.
1: चुप लाग तिमी, एक दिन धन्न त्यो खाटबाट खसिन म, याद छ?
0: है, क्या शानदार मिचीवाला खाट थियो त्यो.
1: तिमीले गर्ने माया पनि शानदार थियो नि.
0: माया मात्र शानदार, मान्छे चाहिँ होइन.
1: मैले त्यस्तो भनेर हुन्छ. थाहा छ, तिमीले विदेशबाट फर्केपछि फेन्सी पसल गर्ने भनेर तिमीले ठाउँ चाहर्दा खै कहाँबाट किनी ल्याइदिएथ्यौ नि त्यो साडी. आजसम्मकै सबैभन्दा मनपर्ने साडी हो नि.
0: ए हो र? अनि खोइ त त्यति धेरै लगाएको देख्दिनँ त म.
1: छिटै फाटला भनेर सम्हालिराखेकी छु नि.
0: है, मेरो प्यारे रमा, भनेको भए त फेरि त्यस्तै अर्को ल्याइदिइहाल्थेँ नि म पनि.
1: मनभित्रको माया दिएको उपहार जस्तो कहाँ कर गरी गरी किनिदिएको उपहार हुन्छ.
0: है, माया गर्नु खुब आफूलाई मात्र आउँछ भन्ठाने कि, मलाई पनि आउँछ नि, बुझ्यो?
1: म महिनावारी भएको बल्ल छ दिन त भयो, पिल्स पनि सकिया छु.
0: अनि
1: तिमीलाई अपरेसन गरौ भनेको मान्दैनौ, अर्को बच्चा बस्यो भने दुःख त मैलाई हो फेरि.
0: रमा, तिमीले जति दुःख पाउनु पर्ने पाइसक्यौ, अब एउटाले दुःख दिइरहने अर्कोले दुःख पाइरहने हुन्न यो घरमा, बुझ्यौ?
1: तिमी बेला न कुबेला क्रान्तिकारी भइहाल्छौ कि.
0: टक्क लाएर हुन पर्यो नि त अब.
1: उच्च पूर्णिकाको आँखाको अवस्था के गरी अहिलेको भन्दा नराम्रो भयो भने अर्को बच्चा पाउने दबाब त दिन्नौ नि फेरि.
0: म तिम्रो शिरमा हात राखेर कसम खान्छु रमा, यो कुरामा म तिम्रो साथमा छु सधैँभरि, बुझ्यौ?
1: उच्च शिर भने यहाँ हो कि निधारमाथि, तिम्रो हात पनि
0: हो त नि. है, म त
1: सिरियस कुरा गरिरहेको छु ऊ भने. अनि खै मैले सोधेको प्रश्नको उत्तर आएन नि.
0: आउँछ, आमासँग नि मेरो यस्तै यस्तै कुरामा राम्रैसँग परिरहेछ कि. यो विषयमा
1: बेकारमा किन झगडा गर्छौ कि तिमी आमासँग?
0: मैले आमासँग बित्थैमा झगडा किन गर्छु लाएर रमा? जुन कुरामा पनि तिमीहरूले मेरो कुरा टेर्दैनौ, तेरी सहानी यस्ती, तेरा छोरा छोरी यस्ता उस्ता भनेपछि अब रिस उठ्दैन त मान्छेलाई?
1: भन्न देऊ न त, आमाले भन्दैमा हामी खराब हुने हो र? भन्नुहुन्छ भन्नुहुन्छ, एक दिन आफै थाक्नुहुन्छ.
0: म विदेशबाट फर्केको पनि कति भयो भन त, दिन आउँ जस्तो आमाका त्यस्तै थत्रा कुना सुनेको सुनै छु. कति कुरा मानियो पनि, अब जति माने पनि कहिल्यै गतिरो भएन त.
1: आमाको कुरा सम्झेर टाउको दुखाउने कि आँखा नदेख्ने समस्याले भोलि छोरीले दुःख नपाओस् भनेर हामीले के गर्न सक्छौँ त्यता सोच्ने भन त.
0: त्यसैको लागि त अस्ति बारदलीमा बाँस काटेर छोरी नलड्ने गरी बार बनाउँदै थिएँ, मेरो घरै भत्काउन आँटिस् भनेर करेन आमाले. अब हामीले छोरीको समस्या देखेर केही गर्न खोजे पनि आमा बिचमा भिलन भइहाल्नुहुन्छ, अनि के गर्नु भन त रमा?
1: अनि यही घरमा बसेर आमासँग रात दिन बाजेर छोराछोरीलाई राम्रो वातावरण दिन सकिएला त. उच्च अझ सानीलाई त

0: विशेष ध्यान दिनुपर्छ हामीले।
1: अब सकेसम्म आमालाई मनाउने नै हो, फकाउने हो। आमा, तिम्रो छोरा म, मेरी छोरी पुणिका। पुणिकालाई सजिलो हुने गरी बस्ने ठाउँ बनाउन तपाईँलाई के गाह्रो हुन्छ भन्ने नै हो, बुझ्यौ?
0: खै के गर्नु, यसको भाग्य नै कस्तो हो कस्तो है।
1: छोरीको भाग्यलाई दोष नदेऊ रमा। हामी ठुलाबाट उसका अभिभावक भनौँदाको खराब कर्मको दोष उसको भाग्यलाई दिनुहुन्न क्या?
0: यो कुरा आमाले मान्दिन पनि पर्यो नि।
1: मैले भन्दैछु नि त, आमाले मानेसम्म टक्क लाएर यही घरमै छोरीलाई आँखा कम देख्दा पनि सजिलोसँग भित्र भएर आउजाउ गर्न सक्ने ठाउँ बनाउने नै हो भनेर।
0: के गरी मान्नु भएन भने?
1: रमा, बच्चाको सवालमा नि म अब न आमा भन्नेछु, न देवदेवता, न भगवान नै भन्नेछु। केही गर्दा पनि नसकिने जस्तो भयो भने आमासँगै बस्ने कि नबस्ने भनेर सोच्न पनि सक्छु म। तर जे होस् रमा, मेरा बच्चाहरूले अब अरू दुःख भोग्नुपर्ने छैन।
2: नमस्कार, म दैलेखको डुङ्गेश्वर गाउँपालिकाबाट गङ्गी अधिकारी बोलिरहेको छु। मलाई रोपेको नाफल एकदम राम्रो लाग्छ, सधैँ सुन्ने गर्छु। कहिले काहीँ अब घरमा त्यस्तै घरायसी समस्या पर्यो भने अथवा अलिकति यो रेडियोभन्दा अलिक टाढा भयो भने ओहो मैले त आज ठुलो गल्ती गरेँ अथवा रोपेको गुना नसुन्दा त म के गर्न भुलेर के छुटाएँ भन्ने धेरै अचम्म लाग्छ। रोपेको गुना साथै भन्ने चाहिँ धेरै साथले मन पराउनुहुन्छ, धेरै राम्रो छ। रोपेको गुनाले चाहिँ शिक्षाको कुरा, स्वास्थ्य कुराहरू सिकाउने गर्छ, त्यही भएर चाहिँ एकदम खुसी लाग्छ। हामीले धेरै नाटकहरू सुन्छौँ तर पनि रोपेको गुना फल बराबर अरू नाटकहरू देखेको छैन। मैले अरूभन्दा धेरै रोपेको गुना फल एकदम राम्रो लाग्छ। नमस्कार।
3: गत हप्ता सोधिएको प्रश्न थियो, अभिभावक भन्नाले बुवा आमालाई मात्र बुझिन्छ कि बच्चाको स्याहार गर्ने अन्यलाई पनि बुझिन्छ? यसको सही उत्तर हो अन्यलाई पनि। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत सल्यानबाट चिन्तन केसी, सुर्खेतबाट रञ्जन पुलामी, सोलुखुम्बुबाट अनुसार नाछिरिङ राई र दैलेखबाट मनकुमारी बिक विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने सबैजनालाई धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, यौन दुर्व्यवहारको बारेमा चुप लागेर बस्नु सही हो कि गलत? प्रश्न पुनः एकपटक, यौन दुर्व्यवहारको बारेमा चुप लागेर बस्नु सही हो कि गलत? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपे गुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 84।
2: चेतन, मैले तिमीलाई कति पटक भने यस्तो नगर भनेर?
3: स्कुल आउँदिन भनेर नआएको र सर, काम पर्छ अनि के गर्नु त?
2: अझ ठुलो कुरा गर्छ। स्कुल भन्दा तिमीहरूको मामा घर हो, मन लागे आउने, मन नलागे नआउने।
3: त्यस्तो त होइन सर।
2: मुख्य कुरो 10 कक्षाको विद्यार्थीले यसरी कहिले आउने कहिले नआउने गरेर जाँचमा कसरी नम्बर ल्याउँछौ?
3: सरी सर, अबदेखि एब्सेन्ट हुँदिन।
2: पक्का हो?
3: हो सर, विद्या कसम सर।
2: भो भो भो, कसम खानु पर्दैन। ए आज कमल सर आउनु भएको छैन, सरको क्लासमा युनिट 2 को एक्सर्साइजहरू प्र्याक्टिस गरेर बस्नु, बुझाओ? नबुझे साथीहरूलाई सोध्नु।
3: हुन्छ सर, म सबै घोकेर पानी बनाउँछु सर।
2: हेर चेतन, मुख्य कुरो म्याथ घोकेर घोकिँदैन, खुर्क गएर प्र्याक्टिस गर, म अहिले एकछिनमा आएर हेर्छु।
3: हुन्छ सर। सर सर, घरमा गएर प्र्याक्टिस गर्छु अनि भोलि आएर देखाउँछु, हुन्न सर? त्यत्रो धेरै त अहिले भ्याइँदैन जस्तो लाग्यो सर।
2: जति भ्याउँछ त्यति देखाउने
3: सर।
2: के को सर फेरि? मुख्य कुरो अहिले नै गएर गर्न थालिहाल्छ, जा भने। सुन, मुख्य कुरो जाँदाखेरि त ढोका पनि तानेर जा है।
3: हस् हुन्छ सर।
2: यसलाई त म यही लौरोले हिर्काउँछु।
4: लौरोले नै हिर्काउनु पर्ने मैले के गरेँ हो सर?
2: नमस्कार नमस्कार नमस्कार। खासमा तिमीलाई भने होइन क्या, तँ एउटा चेतन भन्ने विद्यार्थीले हैरान पारिरहेको छ। आऊ न भित्रै आऊ।
4: कुसुम, ओए कुसुम, भित्र आइज न।
2: कुसुमा कि छे,
4: किन अप्ठ्यारो माने कि?
2: आफ्नै स्कुलमा पनि अप्ठ्यारो मान्नु पर्छ त। आऊ आऊ।
5: नमस्कार सर।
2: नमस्कार नमस्कार। ल मुख्य गुरु बस कुसुम। अनि सौगात, तिमी पनि ऊ त्यो कुर्सी तानेर बस ल।
6: सर।
2: मुख्य गुरु, आज त दाजु बहिनी नै आएका छौ त।
6: सर, कुसुमले आफ्नो पढाइ फेरि कन्टिन्यू गर्ने भन्दै थिए, त्यसैको लागि सरसँग कुरा गर्न आएको।
2: ए हो र, मुख्य कुरो कस्तो राम्रो कुरा सुनायो सोगा तिमीले त।
6: हजुर सर।
2: हेर कुसुम, हरिशसँग भागेर जानु तिम्रो ठुलो गल्ती थियो। यति बेला तिमीले आफ्नो पढाइ भविष्यको बारेमा पो सोच्नुपर्ने हो। तिमी जस्तो पढ्ने मान्छेले पढाइ छोडेर यस्ता अनावश्यक कुरामा ध्यान दिने हो त?
6: अब जिउनु भइसक्यो सर। मेरो विचारमा कुसुमले हरिसँग बिहे गर्न नमानेर एकदम राम्रो निर्णय गरी
2: हो। त्यसो त म पनि मान्छु।
6: त्यही त सर, हरेक मान्छेलाई आफ्नो गल्ती सुधारेर अगाडि बढ्ने अधिकार हुन्छ, र त्यो मौका समाजले पनि दिनुपर्छ जस्तो लाग्छ।
2: त्यो त हो। मुख्य कुरो अब एउटा गल्ती गर्दैमा त्यही गल्तीको पछाडि लागेर उसलाई अगाडि बढ्नै नदिन चाहिँ हुन्न है। ल कुसुम, भन, फेरि स्कुल जोइन गर्ने हो?
5: हो सर।
2: गजब। मुख्य कुरा हेर, कोर्स निकै अगाडि बढिसक्यो, तिमीले एकदम धेरै मेहनत गर्नुपर्छ।
5: हुन्छ सर, म पहिलाको भन्दा पनि धेरै मेहनत गर्छु।
2: साँच्चै भन्नुपर्दा तिमीले बिचैमै पढाइ छोड्दा स्कुललाई पनि ठुलो घाटो लागेको थियो। अब स्कुलले तिमीबाट ठुलो आशा राखेको थियो कुसुम। तर केही छैन, मुख्य कुरो फर्केर आयो, हामी त्यसैमा खुसी छौँ।
6: सर, अनि कुसुमलाई कहिलेबाट पठाइदिउँ? किताब पनि किना छैन।
2: अहिले प्रिन्सिपल सर हुनुहुन्न, सर आएपछि म सरसँग पनि एकचोटि कुरा गर्छु। कुसुम भोलिदेखि नै आउँदा हुन्छ नि, के भयो र, क्लास लिँदै गर्छिन्?
6: हुन्छ सर। अनि अर्को कुरो, कुसुमलाई स्कुलमा पढ्न साथीहरूको माझमा बस्न पहिलाको जस्तो सजिलो नहोला, यसो विचार गर्दिन है सर?
2: त्यसको त तिमी चिन्तै नगर न सौगात। मुख्य कुरो, कुसुमले यस्तो स्थितिमा स्कुल आउने सोचेकी छ, तिमी आफै सोच त, उसले कत्रो आँट गरेर यो निर्णय लिएकी होला।
6: त्यो त हो सर।
2: अनि मुख्य कुरो, यस्तो आँटै लिकेटलाई म साथ दिन्न होला त?
6: मैले त्यसो भने होइन सर।
2: हेर सौगा, समाजसँग लडेर कुसुमले अगाडि बढ्ने निर्णय गरेकी छ, अब उसको यो आँटलाई म सधैँ सम्मान गर्छु, र मुख्य कुरो आफूले सकेको सहयोग गर्ने बाचा गर्दछु।
7: ओइ खुसबु, तप पनि जम गर्न।
8: नाइँ नाइँ, म त सक्दिनँ।
7: त्यो त्यसै आउँदिन कि रोजिना, त्यसलाई समातेर ल्याउनुपर्छ।
8: ल ल ल, म आउँछु ल। मलाई डुब्नु नदिनु त यो कुरा।
7: ल ल खै, हात दे त।
8: ए, म
7: नआतिन भने यसलाई
5: स्विमिङ
7: स्विमिङ गर्न नि के सिकाउनु पर्छ र खै भइहाल्यो नि त यस्तै त हो नि यसरी हात चाल्दै आएछ नि बिस्तारै यसले पानी खाएको क्या हो बिन्ता के भयो
8: यस्तो गर्दैछ अनि म पानी गइहाल्यो
7: अनि स्विमिङ गर्दा पनि मुख आ गर्छ नि त मुख आ गरेपछि पानी गइहाल्छ नि भित्र
5: आज खुसीले स्विमिङको राम्रो अनुभव गरे
7: त चाहिँ कहिले स्विमिङै आएको थिएनस् कि क्या हो खुसबु
8: कहिले कहीँ आउँथ्यो अनि हेरेर फर्किने हो
7: यो खुसबुले स्विमिङ नगरे नि यसको हात त कस्तो डरो छ नि
5: यसको हात मात्र होइन सबै चिज डरो छन् बुझिस जे भए पनि क्रिकेट खेलाडी पो हो त
8: किन तिमीहरूको छैन र
5: मेरो त छैन नि यार बरु कसरी बनाउँछन् सिकाइदेऊ न मलाई पनि
7: तैँले पनि डरो बनाउनु छ भने आइज न खुसबुमा यसले सब सिकाइदिन्छ होइन त खुसबु
8: के सिकाउने हो र
7: बिनी तारा डरो पार्नु सिकाइदिने थिएँ के जे जे जान छ सबै सिकाइदिएस हुन्छ होइन बिन्ता
5: यसले अरू के चाहिँ जाने होली र
7: जाना थिए नि अब बोयफ्रेन्ड बनाउँदा करियर बिग्रिन्छ भन्ने मान्छेले त म्यानेज गर्न त धेरै जाने हुन्छ
5: हो र खुसबु
8: के हो र
5: तैँले बोयफ्रेन्ड नबनाएको भएर धेरै कुरा जाने छ नि हो
8: तिमीहरू पनि के सोध्छौ भने
5: सिकाइदे न त
8: हस्तो मैले तिमी कुरा गरे होला होइन तिमीहरूले त्यो त्यति ठुलो कुरा होइन कि
5: देखिस बिन्ता अहिले कुरा आयो नि होइन
8: होइन तिमीहरू जे कुरा पनि नेगेटिभ भएर किन सोध्छौ हँ म त गएँ कस्ट्युम चेन्ज गर्न
5: हेर त कुरा गर्नुपर्छ भनेर भागे कि त्यो यसले बोयफ्रेन्ड नबनाएको कारण थाहा पाइस् नि होइन
7: मलाई त पहिल्यै थाहा थियो अनि त पनि त बेला बेलामा
5: चुप्ला नचाहिने कुरा गर्छ बरु तेरो हिरोको के छ नि खबर
7: को हिरो आयुषलाई भने होला होइन
5: अस्ति भेट्न गएको थिएस् त अनि
7: ठिकै छ अचेल जहिले प्र्याक्टिसमा छु भन्छ अचेल खेलमै व्यस्त हुन्छ ऊ
5: अब अरूतिर व्यस्त हुनुभन्दा त खेलमै व्यस्त भएको राम्रो नि होइन र
7: त्यो दिनको भेटले जे होस् काम गरे जस्तो छ रोहनले पनि निकै पेलेर प्र्याक्टिस गराउँदै रहेछ आयुष त बल्ल ठिक ठाउँमा आएको छ
5: रोहनले आयुषको खेलमा भन्दा पनि अरू अरू कुरामा ध्यान राख्छ पो भन्ने सुनेको छु रोजना कुरा के हो कतै त्यो रोहन अर्कै खालको केटा त होइन
9: रोपैमा आएर पनि हिलोसँग डराएर हुन्छ त निम्कली भाउजू आज त तपाईँ र म हिलो खेल्ने हो
10: त्यही त नि निम्कली आन्टी म यो ठाउँमा खेतबारी नै नभएको मान्छे त छोरीहरूलाई रोपाई देखाउन आएको छु तपाईँहरूले रमाइलो गर्नु त परिहाल्यो नि
11: सबैभन्दा पहिला चाहिँ जगतलाई समाएर कसैले हिलोमा चोपल चापल पाराउँछ अनि थाहा हुन्छ रमाइलो
12: उभिएर कुरा गरेर हुन्छ खेतालाले
11: भक्का भक्का गरौ त के भनेदेखि भोक ला भए अब एकछिन अर्नी खाउला
9: ए हिक्मत हिक्मत त्यो डालोमा चिनी मल होला त्यतिले जम्मै खेतलाई पुग्ने गरी मिलाएर हाल्नु है के हो बजारमा मलै पाइन्न अहिले
10: मलाई दिनुहोस् न काका यो मल छिट्ने काम त म मजाले गर्छु नि
7: ल है लालु काका जोत्ने र हिलाउने काम चाहिँ सकियो अब रोप्न जान्छु है म
9: ए मेरी बडी बहुजू त्यो गहिरी खेत हो त्यत्रो मेलो तिमी एक्लैले यो हाते ट्र्याक्टरले जोतेर हिलाएर सक्यौ त
7: डाँडो मेलो जति ठुला भएर साइला दाइले सक्नु हो गहिरी मेलो जति मैले
12: ल यिनी त खतरै छिन् है काका एक बिहानको भाते मेलो मकैबारी आधा घन्टामा जोतेर सकाइदिन् माइतमा सबै गर्ने नै त हुन् नि
13: म पनि भोलि पर्सि यस्तै ट्र्याक्टर चलाउने मान्छे भन्छु
11: बन्नास ड्राइभर तलाई डाका होइन अचेलको आइमै पनि के भएका के भनेदेखि हाम्रा पाला भइदिए आइमैले खेत जोते गोरु रुख चढ्छन् भन्थे
10: के भो त काकी अब सिप त जसले सिके पनि हुन्छ नि फेरि सिकेको सिप काम लाग्ने ठाउँमा लाउनु पनि त पर्छ
12: यत्रो जोतुन्जे नदेख्दा कसैलाई केही भएन देखेपछि कसकस कति नै मेरो बुढीले ट्र्याक्टरले खेत जोतेर भुङ्गे खोलामा आगै लागला जस्तो
7: भएको हो नि त बोल्नेलाई बोल्न दिनुहोस् न त किन रिसाउनु भएको छ तपाईँ
14: जसले जे जाने छ त्यही बोल्ने त हो नि।
15: साँच्ची बरु उत्सव र रमा पो देखिन्न त, आउँछु पनि भनेकै हुन्। कहाँ गयो निम्कली भाउजू?
16: गए नि विलासनगर, कसरी आउँछ त?
15: अचानक के अपर्झट आइलाग्यो र?
16: छे त छोरी भनाउदी गलगाँड।
10: आफ्नै नातिनीलाई पनि किन त्यस्तो भन्नुहुन्छ के काकी? अपरेसन गरेको आँखा झन् बिसाएछ, त्यही भएर मैले नै जाऊ भनेर पठाएको तिनीहरूलाई।
15: ए त्यसो भए त जानै पर्यो नि। हुन त भाउजूले यही घरमै ठिक पारिदिन्छु, चाहिने डाक्टर साक्टर भन्नुभएको थियो।
10: लौ यही चक्करमा काकीले 20,000 दाम र एउटा कालो बोको समेत चैट पारिसक्नुभयो। काकालाई थाहा छैन यो कुरा?
12: कालो बोको खोजिदिने मै हुँ, खोजेर ल्याइदिएकै पनि हो। उत्सवले थाहा पाएर काटकुट पारेर वडा कार्यालयको कार्यक्रममा नास्ता बनाइदियो, म क्यारु? बरु अर्को कालो बोको कता भेटिएछ फेरि?
16: सबैजना एक भएर मलाई उडाउँछौ? मैले भनेको माने भए घरै निको हुन्थ्यो, के भनेदेखि नमानेर अरू कसैको भाउतोमा लागेर उचालिएपछि मेरो के लाग्छ त?
15: ए भाउजू तपाईँलाई के लाग्छ, छोरा बुहारी मूर्ख छन्, उनीहरूले कुरा बुझ्दैनन्? कुरा गर्नुहुन्छ,
16: मेरो अगाडि त सबै मूर्खै हुन्। घरमा पाएको मान्छे म हुँदा हुँदै मेरो होइन दुनियाँको सल्लाह मान्न भोगेका हुन्। के भनेदेखि यो सबै दुःख तिनीहरूले, अब यी सबलाई के गर्नुपर्छ मैले जाने छु नि।
15: भयो भाउजू भयो, तपाईँका छोरा बुहारीले तपाईँलाई कति मूर्ख ठान्छन्, तपाईँका कुरा कति खान्छन्, तपाईँसँग कति रुष्ट छन् भन्ने कुरा त हामीलाई पनि थाहा छ। सबका अगाडि किन फोल फोल्नु भनेर मात्र हो कुरा गर्नुहुन्छ तपाईँ।
17: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
18: गत हप्ता सोधेको प्रश्न थियो, उत्सव र रमाकी छोरी पूर्णिकालाई केमा समस्या देखिएको छ, आँखामा कि कानमा? यसको सही उत्तर हो आँखामा। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत गोर्खाबाट विनोद बराम, सुर्खेतबाट भगवती रोकाए, ओखलढुङ्गाबाट सानिया धमला र बैतडीबाट दीपक महर विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, कुसुमको पुनः विद्यालय जाने निर्णय सही हो कि गलत? प्रश्न फेरि एकपटक, कुसुमको पुनः विद्यालय जाने निर्णय सही हो कि गलत?
19: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013456667 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 81
2: यो पर्ला दाई त नगर्नु भने सुन्नु भएन
3: रोपाइमा आएर सुकिलो मुकिलो भइन्छ त सुकिलो मुकिलो भएर धान रोप्न त मन्त्री सांसद हुनुपर्छ
2: ए भने नलाग्ने है तपाईँलाई पनि पठाउ न ल ए खोजे होइन
4: कसले जित्ने हो कसले हार्ने हो
2: रिता बाउजूलाई चाहिँ केही नगर्ने मलाई मात्रै हिँड्दै हिँडै बनाएर गयो
4: हाम्रो पाला त गयो अब
2: इन्दु बाउजू कुन बेला आइपुग्नु भयो तपाईँ म चाहिँ तपाईँले बोलाउनुहुन्छ भनेर कुरेर बसेँ तपाईँ त अघि नै आइपुग्नु भएछ नेता दाईले भनेपछि पो थाहा पाएँ
5: ए मैले प्रेम कुमारी काकीलाई म जाँदै गर्छु भनेर भनेको थिएँ त
2: काकीले भन्नुभएन
5: आमा त धारातिर जानुभएको थियो
2: ए खै मलाई पनि त्यो मुठा बिउ दिनु त रिता बाउजू
4: इन्दु ल यो बिउ त देऊ त
5: लाउनु कसो
2: इन्दु बाउजू तपाईँ अलि परे जानु त
5: यहाँ अलि साँगुरो छ तपाईँ ऊ रिता दिदी भएको ठाउँमा मेलो लिनु न है
2: ए हुन्छ
5: रिता बाउजू अलि उता जानु त म यतातिर गर्छु
4: कसो कसैलाई ठाउँ धेरै चाहियो जस्तो छ म चाहिँ तल्लो गराउन जान्छु है तिमी पनि जाने भए आऊ है इन्दु
5: म यहीँ रोप्छु तपाईँ पनि यहीँ रोप्नु न कस्तो रमाइलो भइरहेको थियो
4: रमाइलो गर्न म किन चाहेर दुनियाँ हँसाउन सक्ने मान्छे यहाँ छँदैछ नि ए
6: ओए सरस्वती आज गीत नगाउने
5: रिता बाउजू किन जानुभएको इन्दु बाउजू मलाई के सुन्नुहुन्छ रिता दिदी किन गइन् भन्ने कुरा तपाईँ आफैलाई थाहा छँदैछ नि
2: खै मैले त रिता बाउजूलाई केही नराम्रो गरे जस्तो त लाग्दैन पुरै समाजलाई नै खलबल्याउने काम गर्नुभएको छ त्योभन्दा अरू नराम्रो के हुन्छ र
5: मैले हरिसँग बिहा नगरेर समाज नराम्रो हुन्छ कि क्या हो मैले आफ्नो जीवनको लागि के गर्दा राम्रो हुन्छ त्यसरी सोच पनि नपाउने भन्ने छ र
2: खुब राम्रो गरे भन्ने लाग्छ होला होइन तपाईँलाई हेर्नु कुसुम हरिसँग बिहे नगरेर तपाईँले एकदम ठुलो गल्ती गर्नुभयो
5: मैले गल्ती सल्ती केही गरेको छैन बाउजू जिन्दगी बिताउनै नसक्ने मान्छेसँग बिहा गरेर पनि हुन्छ त भन्नुहोस् त तपाईँ
2: खै तपाईँलाई के चाहियो म त बुझ्नै सक्दिनँ हरि जस्तो सबै कुरामा सम्पन्न मान्छे पाउँदा पनि नहुने
5: खरै छ बुझेँ सबै
2: अहिले त केही होइन कुसुम हेर्दै जानु यो समाजले तपाईँलाई टिक्न दिँदैनन् घरको न घाटको हुनुहुन्छ तपाईँ अझै समय छ मैले भने मान्नुहुन्छ भने हरिसँग बिहे गर्नुहोस्
5: नाइ बाउजू जसले जे भने पनि भन्नुहोस् म त एक बिहा गर्दिनँ दुई बिहा गर्दिनँ
2: यस्तो ढिट मान्छे त तपाईँ होइन कुसुम कतै हरिसँग बिहा नगर भनेर तपाईँलाई कसैले उचालेको त छैन नि
7: अनि मान्छे त घरमै रहेछन् त आज अझ लुगा पनि धुँदै रहेछन्
8: के हो यस्तो सपना हो कि बिपना हो
7: ए थाहा भएन त्यही लुगा धुन लागे पनि टाउकोबाट हाल अनि थाहा हुन्छ के हो भन्ने
8: बस न बस
7: अनि के हो आज त म आउन थालेको छु भनेर काम देखाउनको लागि लुगा धुन थाले हो कि क्या हो
8: त्यस्तो त केही होइन हेर न हल्का माटो लागेर रहेछ त्यही भएर धुन थाले अनि फेरि आफ्नै काम पनि कसलाई देखाउँछ र
7: है तर खासमा तिमी यति जागरिलो मान्छे त होइनौ
8: किन तिमीले कोही जागरिलो मान्छे भेट्यो र
7: फेरि जे पाइते चाहिँ नबोला न
8: अनि मलाई चाहिँ किन मुटुमै चस्स घोच्ने गरे भने त
7: ए मुटुमै पो घोच्यो तिमी त चल्ता फिर्ता मान्छे तिमीलाई पनि त्यस्तो हुन्छ र अचम्म
8: के भनेको त्यो चाहिँ
7: अब भयो भयो अब केही थाहा नभए जस्तो नगरे हुन्छ साथीहरूले तिम्रो बारेमा के कुरा भनेका छन् त्यो पनि मैले मेरो यो दुइटा कानले मजाले सुनेको छु
8: ल के सुन्यौ र
7: खै आयुषको त छुट्टै संसार छ भन्दै सुनाउँदै गर्दै थिएँ कस्तो संसार रहेछ भनेर म नि हेर्न आएको
8: धन्न आएछौ अचल मलाई यस्तो कुरा सुन्ने मन लाग्दैन यो माया प्रेम विश्वास सब लफडा
7: ओहो अचम्मको कुरा सुनियो त अनि कहिलेबाट रहेछ यस्तो साधु सन्त भएको चाहिँ
8: परिस्थितिले बनायो यस्तै
7: ए अझ अनि खै त तिम्रो घरबेटी देख्दिन त छैनन् कि क्या अहिले
8: बजार गएको छन्। यहाँ भएको भए त अहिलेसम्म के भइसक्थ्यो।
7: कस्तो के भइसक्थ्यो भन्नाले?
8: यहाँ गिद्धी खान्छ त्यो बुढाले नि।
7: किन र?
8: बुढाको बानी त्यस्तै छ। कोही केटी आयो कि नानीको घर कहाँ होला, आयुसँग के नाता पर्छ होला, शङ्का गरेर हैरान गर्छन्।
7: तिम्रो बानी पनि त्यस्तै भएर होला नि त। जो पाए त्यसलाई कोठामा बोलाउने, खै के जाति गर्ने, घरबेटीलाई डिस्टर्ब गर्ने, अनि घरबेटीले बाँकी राख्छन् त।
8: अब एक शब्द नबोल है, नत्र फेरि यही लुगा धोको पनि छापिदिन्छ अनि
7: मारिदिन्छु नि म त। तर हेर आइस, म घरबेटी भएको भए त नि तिमीलाई त म उहिले घरबाट निकालिदिइसक्थे थिएँ। त्यसमाथि झन् त्यस्तो रोगै लागिसक्यो मान्छे धन्न।
8: त्यसरी घरिघरि वचन बाँध्न हान न हो रोजिना।
7: किन फेरि मुटुमा च्वास्तै घोच्यो कि क्या हो? हेर न नबोला। ओए तिमी साँच्चै कि निस्तुरी नै हो क्या आइस?
8: किन नि?
7: कुनै बेला त रुगा लाग्दा पनि फोन गरेर भन्थ्यौ त, अहिले त बिरामी भएर सिकिस्त हुँदा पनि थाहा दिएनौ।
8: पहिले त तिमीलाई पनि त मेरो चिन्ता हुन्थ्यो नि, अब अहिले त मेरो कुरा सुन्ने इच्छा पनि त हुनु पऱ्यो नि तिमीलाई, होइन र?
7: ए अझ म नै त्यस्तो है? ठिकै छ नि त, मलाई बिर्सिदेऊ न त।
8: अँ बिर्सिनलाई त्यति सजिलो छ नि है? तर नि रोजिना, मलाई गाह्रो भएको बेलामा तिमीलाई धेरै नै मिस गरेको थियो बुझ्यौ।
7: होला होला, त्यही भएर मलाई पनि बाह्र रुपियाँ लागे थियो फेरि घरफाडी
8: हो के
7: पत्याए त मैले भयो। उहाँ मलाई बिर्सेर खोइ कोट डिम्पल हो कि चिम्पलसँग हिँडेको थियो भने सुनेको थिएँ।
8: तिमीलाई डिम्पलको बारेमा पनि थाहा छ है?
7: थाहा हुँदैन त, अझ के कुरा सुनाएको छन् साथीहरूले, के थाहा पाउँदैन भन्ने लागिरहेको थियो। ल ल भयो भयो, अब धेरै आ नपढाऊ। यति बुझ कि तिम्रो बारेमा मलाई हिस्ट्री जियोग्राफी सबै एक एक थाहा छ।
8: रोजिना
7: के भयो?
8: साँच्चै तिमीले मेरा बारे सबै कुरा थाहा भएर पनि मलाई अझै उस्तै माया गर्छौ त?
9: ओइ सन्देश चाल न गोटी छिटो। ल ल ल चौका चौका चौका चौका यस क्या त मेरो गोटी काट्नु पर्ने तिमीलाई नजिस्का भई अहिले फेरि म
10: जेसी। ल नरिसा खेला त लौ, अब खेलमा हार जित त भइहाल्छ नि छोरी, अब मेरो पालो होइन त।
9: बाबा बाबा मेरो गोटी चाहिँ नकाट्नु है।
10: अच्छा छ आयो भने त म काटिदिन्छु छोरी। आइज आइज आइज छक्का थेत्तेरिका जम्मा तिन खुल्लै छ त किन चिच्चाको उत्सव? यहाँ भित्रै आउन।
11: भित्रै आउनु र टक्कै लाएर यो सन्देशलाई मासु मनपर्छ भनेर एक पाउ खसीको मासु ल्याए थिएँ, भुटभाट पारेर खुवाउन अबेर होला कि भनेर।
10: अबेर होला होइन, भइसक्यो। अब सबेर हुने त भोलि बिहान मात्रै हो।
11: ए हो र
10: तिमी खेल न,
11: अबेरै पो भइसक्यो। खाना पकाउनु पर्ने मेरो बुद्धि। ल ल बाबु फटाफट मासु पकाउँछ आइज।
10: उसले खाइसक्यो उत्सव, हामीसँग खाइसक्यो।
11: ए टक्क लाएर खानै खाइसक्यो।
10: अब काकी र रमा पूर्णिकालाई लिएर उपचार गर्न गएदेखि तिमी हरेक दिन साँझ रक्सी खाएर आइरहेछौ, अब सन्देशले सधैँ हामीसँगै त खाइरहेछ नि।
11: त्यही भएर त झन् आज छोरोलाई मासु पकाएर खुवाउँछु भनेको। यसलाई त म कति माया गर्छु दाइ, तर के गर्नु यसले मेरो माया नै बुझ्दैन।
10: त्यही त उत्सव, अब कति माया गर्छौ भन्ने कुरा त मैले पनि देखिरहेको छु नि।
11: सन्देश हिँड माथि सुत्न जाउँ आइज।
10: किन नि बाबु?
9: बाबा कस्तो गनाउनु हुन्छ, म बाबासँग नसुत्ने।
11: लुन्दी मुर आफ्नो बाउलाई नै गनायो भन्छस्? माथि हिँड्छु सुत्न।
10: माया गर्छु भन्छौ, यस्तो मुडी पाराले कसरी बच्चालाई स्याहार्छौ?
11: साँच्ची भनेको हो कि जगत दाई, यसलाई म एकदमै माया गर्छु, तर खै यसले पनि त भनेको मान्नु पर्यो नि। टक्क लाएर भनेको मानिदिए मैले किन यसलाई रामधलाई गर्थे र भन्न त
10: म विचार गरिरहेको छु उत्सव यो 8-10 दिन तिमीले दिनदिनै रक्सी खाइरहेछौ
11: जग्गा दाई पनि छोरो सुध्रियो त बाउ एकैछिन सुध्रिहाल्छ नि टक्कै लाएर होइन र
10: खै मलाई त सन्देश तिमीले भने जसरी बिग्रेको जस्तो लाग्दैन
11: तर पनि त दाई यस्तो झगडालु नभइदियोस् सधैँ हाँसी खुसी भइदियोस् र पो म पनि सन्देशको बाउ हुँ भनेर छाती ठोक्नु पाउँछु भने यो गर्दा ठ्याक्कै उल्टो छ भने अनि हुन्छ
10: होइन बच्चाले यी सबै कुरा कोबाट सिक्ने हुन् र अरू तिम्रो छोराले तिमीहरूबाटै मेरा छोरीहरूले हामीबाटै अब त्यही होइन र चुरो कुरो
11: खै दाई होला सायद तपाईँको जति बुद्धि यो मेरो खोपडीमा भइदिएको भए यस्तो हुन्थेन कि दाई
10: अनि अलिअलि त तिमीले नि विचार गरेकै रहेछौ त आफ्ना छोराछोरीसँग उनीहरूका इच्छा बुझ्ने उनीहरूसँग नजिकिने खेल्ने पढ्ने लेख्ने गरे पो हुन्छ त गर्न चाहिँ केही कोसिसै गर्नु छैन अनि छोरो नै त्यस्तै छ भन्नुको चाहिँ म केही तुक देख्दिनँ है उत्सव भाइ
11: हुन त ज्ञान बाँडिरहन दाइले जतिहरू कसले सक्छ र होइन तर तपाईँले भने जस्तो सजिलो हुँदो रहन्छ मैले लास्ट कोसिस गरेँ होला दाई तर हाम्रो केटो सुध्रनेवाला छैन दाई
10: के गर्यो तिमीले लास्ट कोसिस
11: ल
10: गरे त केही देख्दिनँ म आफू चाहिँ रत्तिभर पनि 20-19 नहुने अनि छोरो कुटेर तल लाउँछु भन्दा हुन्छ यो भन्दा ठुलो मूर्खता त अरू केही हुन्छ जस्तो लाग्दैन है मलाई
11: होइन दाइ
10: मेरो पुरा कुरा सुन पहिला सन्देश सुध्रियोस् भन्ने चाहेको भए सबभन्दा पहिला तिमी सुध्रिनुपर्छ
12: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट 4 जना विजेता हुनुहुनेछ विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा 1 जना सुपर विजेता घोषणा गरिनेछ सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ
13: गत हप्ता सोधेको प्रश्न थियो एउटा वडामा कतिजना जनप्रतिनिधि निर्वाचित हुन्छन् यसको सही उत्तर हो 5 जना सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत चितवनबाट खुमकुमारी घिमिरे सुर्खेतबाट धनचरा बिक सिन्धुलीबाट युनिक तामाङ र ओखलडुङ्गाबाट दीपनारायण दाहाल विजेता बन्नुभएको छ प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने 4 जनालाई बधाई हामी विजेताको मोबाइलमा रु 200 बराबरको रिचार्ज पठाउनेछौ अब यो हप्ताको प्रश्न रहेको छ नेपालमा धान दिवस अर्थात दही चिउरा खाने दिन भनेर कहिले मनाइन्छ प्रश्न फेरि एकपटक नेपालमा धान दिवस अर्थात दही चिउरा खाने दिन भनेर कहिले मनाइन्छ
14: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी 1 स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ हवस् त रोपेगुना फलको अर्को अङ्कमा भेटौँला नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 56।
2: यो ब्याटमा ग्रिप हाल्न पनि लास्टै गाह्रो भयो आयुष।
3: अब हल्का यहाँ माथिबाट मिलाइसी हुन्छ।
2: म चाहिँ यो ग्रिप हाल्न सक्दै सक्दिनँ, लास्टै जाउ लाग्छ।
3: यहाँ अलि लामो प्लास्टिक भयोभित्र घुसारेर भइहाल्थ्यो, त्यो पनि भएन र अलि गाह्रो भयो।
2: होइन होइन, बन्दैन भने छोडिदेऊ, घरमै गएर गराउँला।
3: भइहाल्यो अब। अनि कहाँबाट पायो त यो ग्रिप यहाँ ग्राउन्डमा?
2: ए, यो रचनाले ल्याइदिए रहेछ। अस्ति नै पैसा दिएको थिएँ ल्याइदिए भनेर, आज ल्याइदिएछ।
3: अनि आजलाई भ्यायो त प्र्याक्टिस?
2: आज पुग्यो। अनि तिमी त आउनै छोड्यौ त क्रिकेट प्र्याक्टिसमा।
3: अब भोलिदेखि आउनु पर्ला, आज त्यस्तै काम परेर भ्याइन। ल एकपटक समय हेर त कस्तो भयो।
2: ठिकै छ, थ्याङ्क यू है आयुष।
3: ओके, अब जान त होला नि।
2: आज तिमी मैले किन अर्कै देखिरहेछु, किन होला आयुष?
3: कस्तो अर्कै देख्यौ र?
2: त्यस्तो फुर्तिलो मान्छे आज एकदम डल देखिरहेछौ कि, सन्चो छैन र?
3: होइन, सन्चै छु, हल्का तनावमा भएर त्यस्तो देखे होला।
2: के तनाव भयो र? फेरि त्यही भिडियो सिडियो बनाउने भाइरल हुने गरे त छैनौ नि?
3: होइन, त्यस्तो त झेप पाए त।
2: अनि के को तनाव भयो त?
3: अब कोठामा बस्ने मान्छेको त्यही त हो नि, राशन खर्च, कोठा भाडा, घरबेटी किचकिच।
2: अनि कोठा भाडा त अस्ति दिइसके भन्ने होइन र? घरबाट ल्याएको पैसा घरबेटीलाई दिए भन्दै थियो त।
3: त्यो पैसाले त पहिलाकै महिनाको तिरे नि, यसपालिको त बाँकी नै छ। बरु छ भने यसो 5,000 जति सहयोग गर न, म पहिलेको अनि यो सबै एकैपटक गरेर देउला।
2: ठिकै छ। अनि अस्तिको पैसाले चाहिँ आइपिओ भरियो त?
3: ए, त्यो आइपिओ भर्यो भर्यो, त्यही दिनेशले भरिदिएको।
2: अनि पर्यो त?
3: खै त्यो त थाहा भएन।
2: ए हो र, अस्ति मैले सोद्धा त त्यो दिनेशले मलाई केही थाहा छैन भन्दै थियो त।
3: अब तिमीलाई के झुट बोल्नु र, मैले त्यो पैसा साथीलाई इमर्जेन्सी परेर सापटी दिएको छु।
2: बल्ल कुरा ठाउँमा ल्यायो, को साथीलाई दिएको छौ भन त?
3: तिमीले चिन्दैनौ, त्यो बजारको साथी हो।
2: नाम के हो?
3: डिम्पल।
2: कहाँको केटी हो, के गर्छे, कहाँ बस्छे?
3: धेरै त मलाई पनि थाहा छैन, यहीँ विलासनगरमै बस्छ।
2: अनि त्यस्तो थाहै नभएको मान्छेलाई पैसा दिने त कि? अस्ति त्यो होटेलबाट सँगै निस्किनेवाली त होइन?
3: होटेलबाट निस्केको कसले भन्यो तिमीलाई?
2: भन्नै पर्छ र, मैले देखाए पनि त हुन सक्छु नि।
3: हो,
2: भनेपछि कुरा धेरै अगाडि बढिसक्यो होइन?
3: त्यस्तो के होइन, सामान्य बोलचाल हो, सामान्य बोल्दैमा सँगै बसेर चिया खाँदैमा के हुन्छ र?
2: मैले त्यसो नगर भने होइन, आफूले चिनेका साथी सर्कलसँग बसेर खाऊ न, तर चिन्दै नचिनेको मान्छेले गलत नियतले फसाइदियो भने के गर्छौ आयुष?
4: लेफ्टलाई राइट, राइटलाई लेफ्ट, लेफ्टलाई राइट, राइटलाई लेफ्ट, के हो यस्तो यो?
5: सानो बच्चाहरू त झुकिहाल्छ नि मामु।
4: लजु तिमी चुप लाग त, तिमीलाई भनेको छु मैले। हाँ जोयसी, कुन लेफ्ट कुन राइट हो भन्ने पनि थाहा छैन तिमीलाई?
6: यता लेफ्ट, यता राइट,
4: यता उता कता? तिम्रो कुन हाततिर लेफ्ट अनि कुन हाततिर राइट हो त्यो भन खुरुक्क मलाई।
5: उसले बिर्सिन्छ क्या मामु।
4: लजु तिमीलाई मैले अघिदेखि चुप लाग भनिरहेको छु, बाठी हुन्छौ? तिम्रो पनि मार्क्स गतिलो छैन नि, सब विषयमा आलु छ, बुझ्यौ?
5: त्यस्तो त केही पनि छैन।
4: के रे, नयाँ क्लासमा जाँदैछु, जति ठुलो क्लासमा पुग्यौ नि त्यति नै पढाइ एकदमै टफ हुन्छ। तिम्रो बाबाले भने जस्तो खेलेर पढाइ हुँदैन, बुझ्यौ?
6: खेल्दै सिक्दै
4: चुप, खेल्दै सिक्दै सिक्दै खेल्दै यो एक महिना तिमीहरूलाई कसरी पढाउनु पर्छ नि मैले जानेछु। त्यो टिभी कसले खोलेको, बन्द गर लजु। हरेक विषयमा डिस्टिङसन आएन भने नि खाना पनि दिन म हेरिराख्न। ल या खुरु खुरु पढ्ने।
7: ए, छोरीहरूलाई पढाउँदै हुनुहुँदो रहेछ, मैले डिस्टर्ब गरेँ दिदी।
4: ए के केही छैन रमा, बस न।
7: होस् दिदी, म पछि आउँछु नि।
4: बस न बस, केही फरक पर्दैन। ल जो तिमीहरू उता गएर आफ्नो कोठामा गएर पढ त, त्यो अघि मैले दिएको नि क्लासेसमा बिगारेको सबै होमवर्कहरू गर है फटाफट।
5: हुन्छ मामु।
7: दिदीले पनि कति काम भ्याउनुहुन्छ कि, अफिसको काम, घर फर्केर छोरीहरू पढाउने काम।
4: के गर्नु रमा, मैले नगरी कसले गरिदिन्छ र? यस विषयमा जगतको मेरो फेरि कुरै मिल्दैन।
7: किन र दिदी,
4: अब ऊ मार्क्स भनेको केही होइन, बच्चाले खेल्दै सिकिहाल्छ नि भन्छ। अब कम्पिटिसन जित्ने त अङ्कलले नै हो, जमाना फेरि कम्पिटिसनकै छ, फेरि जमाना अनुसार चल्नु पनि त पर्यो नि।
7: मलाई त हजुरहरू दुवैजना एकदमै तगडा लाग्छ, नानीहरू पनि हाम्रो सन्देश हेरिकन निकै नै तगडा छन्।
4: अब सन्देश पनि दिमाग नभएको त कहाँ हो र, कुरा कति छिटो बुझ्छ। तर अचेल अलि धेरै नै झगडालु भएको छ है त्यो बच्चा।
7: त्यही त दिदी, मोबाइल भनेपछि बुतुक्कै हुन्छ, लुकाइदियो भने रिसाएर उपत्रो गर्छ,
4: अनि उसबले पिट्नुहुन्छ होला नि।
7: बाउ छोराको ऱ्याङथ्याङ नै मिल्दैन, उनी कुटिहाल्ने, ऊ चाहिँ बाउले जे जे नगर भन्छ त्यतै गर्ने।
4: त्यही त, केटाकेटीलाई लाइनमा ल्याउनु पनि साह्रै गाह्रो छ। अनि सानीको?
7: सानीको ठिकै छ, आँखामा सानोतिनो समस्या थियो, अस्ति आँखा शिविरमा लगेर जचाको, कचेरा निको पार्ने दबाई दिएछन्।
4: ए,
7: अनि जगत दाई खोइ त दिदी?
4: अब समाजसेवीलाई समाजसेवा गर्दैमा फुर्सद कहाँ छ र, आउला नि बिस्तारै खाना खाने बेलासम्म।
7: ए,
4: किन, जगतसँग केही काम थियो र तिम्रो?
7: होइन होइन, त्यस्तो काम त केही थिएन।
4: त्यस्तो काम त केही थिएन भन्नाले अलिअलि काम चाहिँ थियो।
7: दिदी पनि कुरोको चुरो पक्रेर कुरा गर्न निकै सिपाल्यो के तपाईँ।
4: त्यस्तो होइन, तिमीले कुरै त्यस्तो गरेपछि सोध्नु परेन त मैले, मलाई भन्न मिल्ने भए भन।
7: किन नमिल्नु दिदी, खासमा हजुर र दाई दुवैलाई भनिसकेको कुरा न हो।
4: कुन कुरा, ऋणको?
7: होइन होइन दिदी, जागिरको कि।
4: ए हो र, जगतलाई पनि भनेको थियो?
7: हजुर दिदी।
4: ए, भनेपछि ललिता दिदीले काम खोज्दिनन् भनेर दाईलाई भने कि?
7: दिदी पनि त्यस्तो सोचे होला त, आफूलाई आखिरी परेको बेला त जसलाई भनेर हुन्छ सबैलाई भनेकी थिएँ। दाईले कुरा गरिदिएको ठाउँबाट चाहिँ फोनै आयो।
4: केबाट?
7: एउटा बिमा कम्पनी रहेछ त्यसैको, बिमा अभिकर्ताको लागि कुरा भएको छ।
4: खासै गतिलो जागिर त होइन त्यो, अब त्यही पनि अरू केही काम नहुँदा गरिराखे त ठिकै हो।
7: किन र दिदी, पैसा कतिलो हुन्न?
4: अब बिमा गर्ने ग्राहक जति बढाउन सक्यो त्यही अनुसार कमिसन आउने त हो, खट्नुपर्छ धेरै नै।
7: ठिकै छ दिदी, अहिलेलाई काम पाए भयो। जगत दाईले पनि अलिक राम्रो ठाउँ नहुन्जेलसम्म यसैमा काम गर्नु भन्नुभएको छ।
4: मैले त अब अलिकति राम्रै काम भेटिन्छ कि भनेर हतार नगरेकी थिएँ, अब तिमीले जगतलाई नै गुहार्न पुगेछौ।
7: होइन दिदी, अहिले गतिलो काम नपाउन्जेल यही भए पनि गर्नै पर्यो, पछि हजुरले भने जस्तै राम्रो काम भेटियो भने चाहिँ गर्नु पर्ला।
4: हजार दिन पनि नपुगेको सुत्केरी मान्छे, यस्तो चर्को घाममा गाउँघर चाहने काम किन गर्छौ? हप्ता दस दिनमा त केही सजिलो काम पाइन्छ कि, म मिलाइदिउँला नि।
7: होस् दिदी, जगत दाईले भन्नुभएको काम मैले गरिनँ भने फेरि उहाँलाई पनि अप्ठ्यारो पर्ला।
4: तिमीहरूको त सबै सरसल्लाह भइसकेको रहेछ त, मलाई सोधे चाहिँ गरे जस्तो किन बिचमा पार्न खोजेकी त? तिमी आफूलाई जे सजिलो लाग्छ त्यही गर, मसँग सल्लाह नै किन लिनु पर्यो र? किन, कसको फोन हो र?
8: हरिसको।
4: अनि नम्बर सेभ गरेकी छैनस्?
8: हे, किन गर्नु पर्यो, नम्बर याद छँदैछ नि मलाई।
4: कस्तो होला फोन गर्छ भनेर, उठा न एकचोटि।
8: होस्, कुरै गर्न मन छ मलाई,
4: फोन नै काटिदिस् त केटी।
8: हे गौरी, दिक्क लागेछ कि, नजिस्का न त,
4: धेरै टेन्सन नलिन। ओ साँच्ची, हाम्रो फिल्म कहाँ पुगेको थियो अरे, खै मोबाइलले त?
8: हे, यहाँले परेको छैन होइन फिल्म सिम।
4: कस्तो छुच्छिरी छ, डाटा सकिन्छ भन्नु होला नि, पे नगर न म हालिदिन्छु कि।
8: कस्तो बुझ्दिनँ यार, यो आफूले यहाँ कस्तो टेन्सन भइरहेछ, उसलाई चाहिँ फेरि फिल्म हेर्नु परेछ।
4: अनि एउटै कुरा सोचेर बसेपछि अनि टेन्सन हुँदैन त, बरु फिल्म हेऱ्यो भने झन् रिफ्रेस हुन्छ भनेर आफू चाहिँ तिनपल्ट हेरिसकेको फिल्म पनि हेरिरहेको छु, ऊ चाहिँ हेर नि।
8: मैले टेन्सन लिन्छु भनेर ल्याऊ र, मेरो ठाउँमा त भएको भए तैँले थाहा पाउँथिस्।
4: मैले त्यसो भन्न खोजेको होइन कि कुसुम, टेन्सन लिएर मात्र प्रब्लम सल्भ हुँदैन नि पो भन्न खोजेको त।
8: हुन त हो, तर हेर्न, मैले के गल्ती नै नगरे पनि म सबैको अगाडि कस्तो नराम्रो भएको छु के। छ्या, त्यसमाथि त्यो हरिस पनि भक्कु नभएको कुरा लगाएर हिँडिरहेछ।
4: कुसुम, एउटा कुरा सोचौ नरिस है त।
8: के
4: साँच्ची, त्यो दिन हरिस तेरो बिचमा केही त भएन नि है? अयो, कस्तो होला,
8: तँलाई मैले कतिचोटि भन्नु हो, कतिचोटि भन्नु, केही पनि भएको थिएन भने कतिचोटि भन्नु तँलाई? आफ्नै बेस्टफ्रेन्डले त विश्वास गर्दैन, अरूलाई के भन्नु छ?
4: अहिले कस्तो दुःखले गरी पिट्यो कि होला बदल नि, अब फेरि हेर न दा ठुस्स परेर बसेको, नरिस न होला सरी के।
8: तँसँग म के नै रिसाउँछु के गौरी, तँ त हेर, तँ त आफूलाई लागेको कुरा अगाडि नै भन्छेस होइन, त्यो हरिस त कस्तो पो रहेछ यार,
4: मलाई त त्योसँग यस्तो चित्त दुखेको छ नि।
9: अब नै त्यही कुराले त यस्तो टेन्सनमा बसिरहेछस्, अनि ऊ त हेर नि त पुरा हिरो भनेर हेरिरहेछ। केटाहरूलाई चाहिँ कसैले नराम्रो भन्दैन रहेछ है।
4: खै म त कतै जानै हुँदैन हेर, बिहान धारामा पानी लिन गएको है, सबैजना मुखामुख गर्छन्। मलाई त कुन बेला घर आउँ जस्तो भएको थियो।
9: त्यही भएन यहाँका मान्छेहरू पनि फेरि बुझ्दै नबुझ्दै छन् भने।
4: त्यही गुणदेवी ठुले आमाले गर्दा हो नि, कस्तै रहेछन् बुढी, उसैले हो गाउँभरि हल्ला फैलाएको।
9: त्यही त कस्तो बुढी रहेछ भने, भुतलाई दिउँ जस्तो।
4: आजकल त म बोल्नै छोडिदिइसकेँ नि।
9: अनि किन बोल्नु पर्छ त्यस्तोसँग?
4: हेर गौरी, आजकल त मलाई जसले पनि मेरै कुरा गरे जस्तो लाग्छ यार, मलाई नै नराम्रो भने जस्तो लाग्छ।
9: त्यही त।
4: ल, बाहिरको मान्छेले त मेरो विश्वास गरेनन् गरेनन् है, आमाले पनि मलाई नराम्रो भन्नुहुन्छ हेर त।
9: हो र?
4: तैँले केही नगराए भए पनि समाजको अगाडि इज्जत गइहाल्यो भन्नुहुन्छ। उहाँहरूको लागि त केटाकेटी सँगै बस्नु नै ठुलो कुरा हो रे। मैले अरूलाई भन्ने बाटो दिएँ रे, समाजको अगाडि उहाँहरूको इज्जत गएर के हो।
9: ए, त्यही भएर सबै आमाहरू त्यस्तै हो कि। हाम्रो मन पनि खालि छोरीको इज्जत छोरीको इज्जत भन्नुहुन्छ।
4: आजकल त झन् हेर, आमाले मलाई खालि निहालिरहनुहुन्छ। अस्ति त मोबाइल नै खोजिरहनु भए, अनि सौगातले भनेर बल्ल बल्ल फिर्ता मागेको नि।
9: किन? हरिसँग बोलिस भनेर
4: होला नि। जे गर्दा पनि भनेर गर्नुपर्ने रे, काम नपरी घरबाट निस्किन नपाउने रे। हेर, म त आफ्नै घरमा पनि नजरबन्दमा परे जस्तै भएको छु। अरू त अरू स्कुल गएर आउँदा पनि काक्का नगएर आएको जस्तो गरी केयरकार गर्नुहुन्छ भने।
9: लो, अब केही नपाएर स्कुल जानु भनेर चाहिँ कहाँ जान्छ हौ?
4: त्यही भने हेर गौरी, कुन दिन आमाले कुसुम अबदेखि त स्कुल जानु पर्दैन भन्नुहुन्छ भन्ने डर लाग्न थालिसक्यो मलाई।
9: तर साँच्चै के तेरो आमाले तँलाई स्कुल जानु पर्दैन भन्नुभयो भने चाहिँ के गर्छस् कुसुम?
0: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
10: गत हप्ता सोधिएको प्रश्न थियो, बच्चा जन्मेपछि 15 महिनाभित्र कतिवटा खोप लगाउनु पर्छ? यसको सही उत्तर हो 13 वटा। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत चितवनबाट सुमन घिमिरे, उदयपुरबाट पवित्रा राई, मोरङबाट सुस्मिता परियार र सुर्खेतबाट करुणा ओली विजेता बन्नुभएको छ। यहाँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, स्थानीय तहको निर्वाचन कहिले हुँदैछ? प्रश्न फेरि एकपटक, स्थानीय तहको निर्वाचन कहिले हुँदैछ?
11: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 15।
2: कुसुम, ए कुसुम।
3: हजुर, किन
2: तल आइज भने छिटो।
3: एकछिन के बुवा टिभी हेर्दैछु।
2: त्यत्रो बोलाएको सुनिनस् तैँले?
3: एकछिन आउँछु भनेकै थिएँ नि बुवा, किन यसरी दौडिनु भएको?
2: बोलाउने बित्तिकै आउन नआउने के काम हुँदै थियो तेरो?
3: टिभी हेर्दैछु के बुवा।
2: त्यो टिभी खुरुक्क बन्द गर त।
3: बुवा पनि त्यत्तिकै रिसाउनुहुन्छ कि, अचम्म छ।
2: म त रिसाएको मात्र छु, तेरो ताल हेर्दा त दुई तिन थप्पड लाउन पर्ने छ।
3: के गरेर मैले?
2: जहाँ जहाँ गुल्टिएर घरमा पास भएँ भन्न लाज लाग्दैन तँलाई?
3: कसले भने तपाईँलाई?
2: ए, हामीलाई थाहा हुन्न भनेर दङ्ग पर्या थिस होला होइन?
3: ए बुवा, जे पाए त कसले भन्यो नभएको नभएको कुरा?
2: ए, अझ बढी कुरा गर्छस्? डागी सरले नभएको कुरा भन्छन्।
3: डागी सरले भन्नुभएको तपाईँलाई?
2: अनि गाउँलेका अघि कम त लाज भयो मलाई, त्यत्रा मान्छेका अघि तपाईँकी छोरी त कक्षामै लास्ट बगी हो, के पास हुन्थेर भने। खाइरहेको गुलियो च्यापन तितो हुने गरी भने।
3: बुवा, खासमा त्यही डागी सरले जानी जानी नम्बर नदिएर त हो नि।
2: अझ अझ हेर न, जो छोर उसकै ठुलो छोर।
3: बुवा नकराउनु न, भइ त गयो नि।
2: के भइ त गयो नि? हुँदाहुँदै त अब हामीसँग झुट बोल्ने भयो छैन। किन चुप? त्यो टिभी बन्द गर्छ।
3: किन? एकछिन हेर्छु कि कस्तो राम्रो गीत आइरहेछ बुवा।
2: त्यो रिमोट दे त मलाई, खुर्को दे भनेको।
3: बुवा नगर्नु न भने।
2: खालि खालि रेडियो, टिभी, मोबाइल भने झुन्डिएर बस्यो। पढ्नु छन् छैन, नपढ्ने भए किन स्कुल जानु?
3: सकेको जति त पढेकै छु नि।
2: हजुर हुन्छ, आफै गल्ती गर्ने अनि आफै बिचार बन्ने। कान्छे किन रोकी? महारानीको कर्तुत त थाहा पाइस् नि तैँले। जाँचमा फेल भएर यत्रो दिनसम्म पास भएँ भनेर ढाँटिरहेको रहेथे।
4: आमाले मलाई भन्नुभएको थियो, अब भयो त कान्छी नरो न।
2: रोएर जित्न खोजेकी नि, रोइदे पुगिहाल्ने। अझ खुसी हुँदै यसपालि त हाम्री कान्छीले पनि जाँचमा राम्रो गरिछ भनेर भन्या त।
4: बुवा पनि कति गाली गर्नुभएको क्या, भयो त छोडिदिनुहोस्।
2: तैँले नै पुलपुलाएर हो यस्तै भयो कि, यस्तै ताल हो भने के गर्नुपर्छ मैले पनि जानेको छु।
4: किन झुट बोले कि कुसुम तैँले? भयो, अब नरो, पुग्यो। नरो नरो कान्छी, ला यो पानी खा त।
3: खान्न
4: खान खुरुक,
3: खान्न।
4: किन झुट बोले कि त तैँले? जे हो त्यो भने अब भइहाल्थ्यो त।
3: लास्ट नै हुन्छु भन्ने लागेको थिएन, फेरि तपाईँलाई पनि पास हुन्छु भनेको थिएँ नि त, रिजल्ट चाहिँ नै आटै आएन।
4: हेर कान्छी, पैसाको समस्याले गर्दा मैले पढ्न पाइनँ। मलाई पढेर कलेजको प्रोफेसर बन्ने ठुलो रहर थियो, त्यो पनि पाइनँ। तैँले राम्रोसँग पढेर मेरो सपना पुरा गर्छस् भन्ने सोचेको छु मैले।
3: दाई, खै किन किन मलाई पढ्नै मन लागेको छैन। तपाईँको सपना मैले पनि पुरा गर्न सक्दिनँ दाई। मैले निर्णय गरेँ, अब म पढ्दै पढ्दिनँ।

0: खुशबू आए आए पुग
1: किन गेट खोल्दिन भन त कानमा इयरफोन कोचा रहेछ र पो रहेछ
2: सर यहाँ नसुनेर हो कि
1: लामो मि ओइ त्यहाँ छेक्नु ओइ
2: केही गर्दैन कि नगर्नु
1: ल निकी
2: चुप चुप
1: राम्रोसँग छेक भने
2: रोजिन त पहिला रुममा गइहाल्छ अनि यो भुक्नु बन्द गर्छ
1: ल ल माई गड यो निकी त कस्तो कडा रहेछ यार खै पानी छैन
2: यहीँ छ त बोतलमा हौ ल के हो त लास्टै डर रहेछ क्या हो
1: मलाई त कुकुरदेखि लास्टै डर लाग्छ यार
2: ओ थाहा पाएँ लास्टै होइन सुपर लास्टै डराउँदो रहेछस्
1: सानोमा मेरो यो खुट्टाको पछाडिको भाग पुरै निकाल्दा थियो क्या यहाँ हेर्न यी अझै डाम छ यी लायो राख त
2: के हो यो फेरि
1: ओखर हो मम्मीले पठाइदिनु भा यो खुसबुको हातैमा दिनु भन्दै हुनुहुन्थ्यो
2: कति धेरै छ त यार
1: अझ अरिअरि त घोटाला भइसक्यो यहाँ
2: हेर्न छुच्ची एनिवे मम्मीलाई थ्याङ्क यू सुनाइदिएछ है
1: भइहाल्छ नि अब कलेज आउँदा ल्याइदिउँ भने सबैले खाइदिएलान् भन्ने पिर त्यही भएर आज त मैले घरमै ल्याइदिएको
2: राम्रो त भयो नि कति नै मेरो घर त आउने नहुने जस्तो
1: अब त्यस्तो त फेरि कसले भनेछ
2: अहि
1: के भयो
2: कस्तो ओखर रहेछ दाँतै झनम नगर्यो
1: दाँते ओखर नै हो अलिक कडा परेछ कि क्या हो यो चाहिँ
2: यो ओखर चाहिँ आयुषले फुटाउँछ गजबले

0: थाहा पाउनु
1: भइगयो। होस् अब कुरा नगरौँ।
0: भन्न भन्, के भनेको थियो र?
1: भइगयो, तैँले फेरि अरूसँग भन्दैछ भने
0: हे भन्दिन हौ। कस्तो
1: ल, त्यसो भए प्रमिस गरे त पहिला, आयुषलाई पनि भन्दिन भनेर प्रमिस गर त।
0: ल ल ल ल, प्रमिस।
1: अस्ति के त्यस्तो एकदम कुरा घुमाएँ घुमाएँ, चिया पसलमा बसालेर प्रपोज गरेको भना।
0: ए, कुरा यहाँसम्म पुग्यो है, मलाई त थाहा नै थिएन। अनि तैँले के भनिस् त अनि?
1: म त केही पनि नबोले त्यहाँबाट निस्केँ। सायद त्यही भएर हो कि उसले फोन नउठाएको।
0: अनि के सोचेछ तैँले?
1: खै के सोच्नु सोच्नु, अब मन त मलाई पनि परेको हो नि, त्यही पनि उसले प्रपोज गर्ने बित्तिकै एक्सेप्ट गर्ने कुरा पनि त भएन नि। पहिला त उसलाई राम्ररी बुझ्नु पर्यो।
0: हेर केटी, मैले भनेको मान्छेस् भने यस्तो यो लभ सबतिर अहिले ध्यान नदे। केटाहरू यस्तै हुन्, मौका पायो कि चान्स मार्न खोजिहाल्छन्।
1: सबैलाई त्यस्तो भन्न चाहिँ मिल्दैन है, साँच्ची माया गर्नेहरू पनि त हुन्छन् नि।
0: हुँदैन नि त, मैले पनि भन्न खोजेँ होइन नि, तर त आफै भन् त, अहिले हामीले यस्तो कुरामा फोकस हुने बेला हो कि क्यारियरमा?
2: यो चित्र एकचोटि फेरि हेर्नुहोस् त उत्सवजी। यो चित्रमा परिवारको सदस्यमा बिरालो पर्यो, तर तपाईँ चाहिँ हुनुहुन्न, याद गर्नुभएको छ तपाईँले?
3: त्यही त कृष्ण सर, मेरो चित्र बनाउन चाहिँ कसरी छुट्याएको छ केटोले? छुटाएको भन्दा पनि चित्र बनाउँदा उसको दिमागमा तिम्रो सम्झना नआएको हुनसक्छ उत्सव।
2: एक्ज्याक्टली जगतजी, तपाईँले सही पोइन्ट नोटिस गर्नुभयो। हेर्नुहोस्, हामीले यसरी चित्र बनाउन लगाउनुको पछाडिको कारण पनि यस्तै बालबालिकाको मानसिकता बुझ्नलाई हो।
3: त्यसो भए यसले के बुझाउँछ त सर?
2: भनेको मतलब?
3: त्यो चित्रमा म नहुनुले के बुझाउँछ सर?
2: एक्ज्याक्ट यही भनेर चाहिँ म भन्न सक्दिनँ, यसबारेमा विज्ञ सुदेश सर हुनुहुन्छ, उहाँले भन्न सक्नुहुन्छ। तर जहाँसम्म मेरो बुझाइ छ नि उत्सवजी, यो चित्रले सन्देशले तपाईँलाई आफ्नो परिवारको सदस्य भनेर विश्वास नै गरेको छैन भन्ने अर्थ लाग्छ।
3: अब उत्सव भाइ सन्देश पाउँदाखेरि पनि विदेशतिरै भए, सायद त्यसैले पनि होला कि। सन्देशले चित्र पनि कति सानो ठाउँमा बनाएको रहेछ, तँलाई चाहिँ पुरै खाली छोडेको रहेछ।
4: हो त है, मैले त त्यो कुरा ध्यानै दिएको रहेनछु।
2: यसले चाहिँ सामान्यतः बच्चा खुल्न नसकेको भन्ने बुझाउँछ।
3: चित्र बनाएको आधारमा नि यस्ता कुराहरू हेर्न मिल्ने रहेछ है। अब हाम्रो पालामा त यस्ता कुराहरू थाहा नै थिएन।
2: ठिक भन्नुभयो, पहिलेको के कुरा, अहिले पनि धेरै स्कुलहरूमा यी कुराहरूमा ध्यान दिएको हुँदैन, त्यसैले हाम्रो स्कुल अरू स्कुलको दाजुमा स्तरीय छ भनेर हामीले भन्न सक्छौँ।
3: ए, अनि पढाइ चाहिँ कस्तो छ सर सन्देशको?
2: पढाइ भन्दा पनि यो उमेरमा खेलाइबाट सिकाइतिर डोर्याउने हो, त्यसैले ठिकै छ भनेको टिप छ। उठाउनु हुँदा भन्छ।
3: हेलो, भन् त, के गरे? ए, हुन्छ आइहाले। ल ल सर, अहिले निस्कदा हुन्छ, त्यहाँ भेट्नु पर्ने मान्छे अहिले नै आएछ।
2: उत्सवजी, चिया पिएर जानु न।
3: होइन, अलि हतार नै भयो त्यही भएर हो सर।
2: ए, हुन्छ हुन्छ।
3: जगतै, ए हुन्छ, जाऊ न तिमी। हस् हस्।
2: उत्सवजी, यो रिजल्ट र पेपरहरू पनि लानु होला।
3: ए हुन्छ हुन्छ, धन्यवाद सर। जगतै गए है।
2: विलासनगरबाट यहाँ आएको झन्डै 3 वर्ष बित्यो, लगभग यहाँका सबैसँग परिचित छु, तर उहाँसँग भेट भएन रहेछ।
3: उत्सव भाइ धेरै समय विदेशै थिए, त्यही भएर पनि होला, फेरि स्कुल पनि आएन होला योभन्दा अगाडि।
2: दिदी, चिया 2 मात्र छोडिदिनु भयो हुन्छ। जगतजी, चिया लिनु न।
3: अनि कृष्ण सर, जोयसीको व्यवहारमा पढाइमा सुधार कतिको आइरहेछ?
2: पहिले भन्दा त भेटर नै छ, तर अझै सोचे जस्तो प्रगति नभए जस्तो देखियो है रिजल्ट हेर्दा चाहिँ।
3: त्यो त मैले नि बुझेँ सर, अब जोयसीको नेचर, उसको हेल्थ सिचुएसनको कारणले मैले पर्सनल्ली सबै टिचरहरूलाई भेटेर अलिकति केयर गरिदिनु है भनेको थिएँ, तर त्यो चाहिँ खासै अप्लाई भएको जस्तो लागेन मलाई।
2: हेर्नु जगाजी, हामीले केयर नै नगरेको भन्न चाहिँ मिल्दैन। फेरि स्कुलमा धेरै बालबच्चाहरू हुन्छन्, हामीले सबैलाई बराबर रूपमा हेर्नुपर्छ। अब एउटैले मात्र हेर्ने भन्ने कुरा पनि त्यति प्र्याक्टिकल हुँदैन नि जगतजी।
3: अब सरले पनि त्यसरी अलिकति भनिहाल्न मिल्दैन कि, पहिले स्कुल भर्ना गर्ने बेलामा पनि मैले तपाईँसँग कुरा गरेको थिएँ, त्यतिखेर त अर्कै कुरा गर्नुभएको थियो।
2: त्यो त हो जगतजी, अब गर्दा भन्दा कति कुराहरू हामीले नि सकिरहेको हुँदैनौँ, हामी त्यसमा सुधार गर्दै जान्छौँ, तर तपाईँले पनि हाम्रो बाध्यता चाहिँ बुझिदिनुपर्छ, हाम्रो लागि सबै बच्चाहरू बराबर हुन्।
3: मैले मेरो बच्चालाई मात्रै हेर्नुपर्छ भनेको पनि त होइन नि सर, तर विद्यार्थीको क्याटेगोरी अनुसार उनीहरूको बुझाइको लेभल वा अवस्था अनुसार ट्रिट गर्नु पर्यो नि, होइन र?

0: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, निमकलीको घरमा कसको परिवार डेरा गरी बसिरहेका छन्? यसको सही उत्तर हो जगत र ललिताको। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत जुम्लाबाट आर्जु नेपाली, विराटनगरबाट राजु काब्रा, ओखलडुङ्गाबाट वीरबहादुर तामाङ र हेटौडाबाट रीता सिकारी विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले ₹200 को रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, नाटकमा भर्खरै गर्भवती भएको कुरा थाहा भएको पात्र को हुन्? प्रश्न फेरि एकपटक, नाटकमा भर्खरै गर्भवती भएको कुरा थाहा भएको पात्र को हुन्?
1: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2, त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 16।
2: आमा म यो लैजान्छु।
3: ए नलै त भने ल खुट्टाएर छोडिस होइन मलाई ल जति भने नि नटेर्ने नचल भनौ नचल भनौ चलिया छ चलिया छ होइन बिते पनि कति साह्रो गर्न सक्या भने
4: के भयो आमा
3: के कहाँ लड्नु लडाएर मरौ नि अचारको सिसी फुटाएर के भनेदेखि
4: हेत्तेरी
3: फुट्छ बाबु नचला भन्यो मान्ने होइन
4: हेरो दामै बसेछ नि यस्तोले त नहानेको भयो हुन्थ्यो नि आमा
3: के गर्नुपर्छ कसो गर्नुपर्छ हामीलाई राम्रोसँग थाहा छ नसिका तैँले खुरुक्क त्यहाँ फुटेका सिसा उठा बच्चालाई तहमा राख्न सकेन भने पछि दुःख दिन्छन्
4: तलाउने भन्दैमा यसरी मर्ने गरी हान्नु त भएन नि आमा धन्न सिसाले खुट्टा काटिनेछ सन्देशको
3: कतिचोटि भने मैले नचला बाबु फुट्छ भन्यो मरे मान्ने होइन हेर त सत्यानाश नै गर्यो नि यसले
4: सधैँ चकचक गरिरहनु पर्छ है तिमीलाई नि ल ल ल भयो भयो भयो नरो नरो नरो बाबु नरो ल ल ल ल
3: अहिले पुलपुल्याउ पछि टाउका टेक्दा थाहा पाउँछ बच्चालाई कसै न कसैको डर हुनुपर्छ
4: ल माथि जाऊ बाबु अब नाना लगाएर जोयसी दिदीसँग स्कुल जानुपर्छ है ल
2: जा
3: आफूलाई एकछिन फुर्सद छैन त्यसमाथि यसरी काम बढाइदिन्छ के भनेदेखि यहाँ आफूलाई फेरि ढाड कर खाएर चल्न भएको छैन
4: भयो नि आमा छोडिदिनु न म उठाइहाल्छु नि
3: एकछिन गरेर भयो सधैँ दिनभरि कम्ता सताउँदैन यसले मलाई
4: बच्चा हो कहाँ जाओस् त आमा बाउसाईले हेर्दै नि हुने हो आफूलाई अफिस नगइनी भएन
3: के लछार पाटो लाछ र तैँले अफिस अफिस गरेर जा अब आठवटा हजारले एक छेउ नि पुग्दैन सबै मैले नि गर्नु पर्या छ कुरा गर्छ
4: घरै बसेर पो के गर्ने आमा जागिर गरे त कमसेकम यसो आफ्नो खर्च बर्चको लागि भयो नि अर्को मुख ताक्नु परेन नि
3: त्यस्तो नाथे काम गर्नुभन्दा त घरमा बस्नु नै बेस घर घर भिखारी चाहिँ पैसा उठाउन हिँडेको छ भएको इज्जत पनि फालेछ यसले
4: फाइनेन्सको काम नै त्यस्तै त हुने आमा
3: भो भो नसिका धेरै बोले धेरै हुन्छ खाए तुरिन्छ मैले तँलाई जागिर नगर भनेको पनि यही कारण हो
4: अब म के गर्नु त आमा भन्नु त
5: किन हल्ला गरे हो रामा के भयो
4: कसैले हल्ला गरेको छैन
5: आमा के भयो र
3: तेरी बुढीलाई सोध खालि जुरुक जुरुक मात्रै गर्छ भने टेर्ने होइन
4: कि टेरी कि छैन र आमा मैले
5: रमा आमासँग मुखमुख नलगा त तिमी
4: के मुखमुखै लाइछु र म सत्य एउटै कुरामा किचकिच गर्नुहुन्छ हामीले पनि चित्त दुख्छ नि
3: त्यही त तेरै मात्र दुख्ने रहेछ चित्त होइन अबदेखि म केही भन्दिनँ जे जे मन लाग्छ गर जा जा जान मन लाग्छ जा तर तेरो छोरालाई पनि लिएर जा अबदेखि म त्यसलाई हेरेर बस्न सक्दिनँ यहाँ
5: आमा के भा हो कि हाम्रो घरको चालामाला म त केही पनि बुझ्न सक्दिनँ
4: अरूको घरमा केही गर्न खोज्दा साथ दिन्छन् हाम्रोमा चाहिँ
5: रमा रमा तिमी पनि नरो फेर के भयो तिमीलाई भन त
4: मलाई अरू केही थाहा छैन आजदेखि सन्देशलाई हेर्ने काम चाहिँ तिमीले गर
5: मैले के भनेको रमा त्यस्तो
4: के भन्नु नि तिमीले हेर्नुहुन्न छोरा तिमी पनि बाउ हो नि उसको
5: होइन कस्तो कुरा गरेको अब बाउ हुँ भन्दैमा म जहाँ जहाँ जान्छु त्यहीँ त्यहीँ बोकेर हिँड्नु त्यसलाई सुहाउने त कुरा गर कमसेकम

0: ইন্দু, ও ইন্দু, ভাত খান আইজ, আমালে পসকিসক্নু বো।
1: আউদিন, মেরো কাম ছ, দিউসো ধোকো লুগা পটাউদাইছু।
0: এরে জিতি নগর খুরুক্কা আইজ।
1: খানা মন ছাইন মলাই, আফু খানু, ম খান্ন। মইলে ভনে কুরা চাই নমান্নে, মরি গয় পনি জান্ন।
2: ভাত নখানে আজ?
1: অহ, নখানে।
2: यस्तो बेलामा भोको बस्न हुन्न रे के खुरुकेड
1: होस् केही हुन्न कहिले काहीँ भोको बस्दा
2: केटाकेटी पारा नदेखा त जे कुरामा पनि जिद्दी जे कुरामा पनि जिद्दी
1: अनि आफू नै आफू जे कुरामा पनि मलाई थाहा छैन जस्तो गरे हुन्छ बाह्र वर्ष कान्छी नै सही स्वाइनी पो हुँ त
2: तँ त सत्र वर्ष कि भइसकिस् बुद्धि चाहिँ अझै केटाकेटीको जस्तो छ आज म भात पकाउँदिनँ आमा तपाईँ पकाउनुहोस् रे अब आमाको घुँडा दुखिया छ भन्ने थाहा छैन र तँलाई सक्दा त गर्नुभएकै छ नि
1: म पनि दुई जुकी छु कहिले काहीँ मलाई नै गाह्रो हुन्छ होला कुरै नबुझ्ने
2: तँलाई गाह्रो लागे मलाई भन्न म गर्छु नि आमा कस्तो रिसाउनु भयो देखिनुहोस्
1: खालि आमा आमा मात्रै भन्या हुन्छ मेरो कुरै नसुन्ने राम्रो लाउन मिठो खाना दिएर मात्र हुन्छ र
2: कहिले त्यही मिठो खाना पाइन भनेर झगडा गर्छेस् मरिहत्ते गर्दा पनि नहुने
1: मुखले त गरिहाल्छौ नि मरियत्ते घर व्यवहारमा कहिले मेरो कुरा सुन्ने होइन
2: चाहिने कुरा गर्थेस् र सुन्नलाई
1: तिमी नै गर्छौ चाहिने कुरा नचाहिने कुरा गर्ने मान्छेसँग नबोल्नु नि
2: धेरै घुर्की नलगाए हिन्दू हिँड्दौ भात सेलाइसक्यो धन्ना गर्न बरु म सघाउला नि तँलाई हिँड्नु
1: पर्दैन माया देखाउनु एक्लै हुँदा माया गरेर के काम मान्छेको मुखिन्छ जहिले पनि झनक झनक रिसाएको हुन्छ
2: यस्तै जिद्दी गर्थेस् अनि रिस उठ्छ के मलाई तैँले भने जे नि हुन्छ त अब सबै हुन्छ हुन्छ गर्न थाल्यो भने बिहे गरे वर्ष दिन नहुँदै नेत्र पुरै स्वास्थ्यको भयो भन्दैनन् गाउँले
1: बिहे गरे ताकत जे भने पनि मान्थ्यौ त मैले दुःख गर्ने तेरै लागि त हो भने होइन
2: फेरि केटाकेटी पारा देखाइ यस्तो पाराले व्यवहार चल्छ र भने ऊ आमा धन्ना गर्न लाग्नुभयो जस्तो छ
0: आमा छोडिदिनु अहिले इन्दु आएर गर्थे तपाईँ आराम गर्नु त
2: हिँड्न जाउँ
1: धेरै नगरौ है आफूलाई आजको गाह्रो भइरहेछ
2: मलाई सधैँ गाह्रो नै हुन्छ के
1: कस्तो कुरा नबुझे होला भएको कुरा भन्दा पनि नपत्याउने माया गर्नु नै पोइ पाएँ भनेर आफू चाहिँ सबैलाई सुनाउँदै हिँड्छु पोइको पारा चाहिँ यस्तो छ
2: के भयो तँलाई भन्न त अनि अब फेरि गुड्की लाउँछ के भो
1: ज्यान त्यत्तिकै गलेर आएको छ हल्का पेट पनि दुखेको छ केही गर्ने जाँगरै छैन
2: सधैँ केही न केही हुन्छ तँलाई मैले पहिले नै भनेको थिएँ नि बच्चा पाउन हतार नगरौँ भनेर जे कुरामा पनि आफ्नै मनोमानी चल्छ तेरो
1: छोरछोरी भने बेलैमा जन्माउनुपर्छ बेलैमा हुर्किन्छन् बेलैमा व्यवहार छिन्न पाइन्छ
2: बच्चा पेटमा नबसेसम्म खालि बच्चा बच्चा भन्थिस् एउटा बच्चा पाइहाल्न पाए आनन्द हुन्थ्यो भन्थिस् देखिस् कति गाह्रो भयो
1: बच्चा भने त पाइहाल्ने त हो नि बच्चा जन्मेपछि मात्र छोरी मान्छेको घर पक्का हुन्छ भन्छन् अलिअलि गाह्रो त जसरी पनि खपौला

0: ओ आयुष, तेरोमा फौजी चलिरहेछ कि उस्तै हो?
1: चल्या भन्नु कि नचल्या भन्नु, यो साइडमा अलि राम्रो टिप्छ।
0: मेरोमा त घुमेको घुमे गऱ्यो भने यार, खै त्यो झ्यालखोल त अलि आउँछ कि?
1: नभए यता बस्नु न त।
0: झ्यालखोली बस्दै काम गर्ला जस्तो छ। ओ आयुष, हेर्दै यता, हेलो रे, यसले त आज पनि म्यासेज गरे यार, तिन दिनदेखि फलो गरिरहेको छ यसले।
1: को हो खै, नयाँ भाउजू हो कि क्या हो?
0: तँ त्यस्तै सम्झे हुन्छ। ए फेरि आइसक्यो के छ राजा, हालखबर किन नबोलेको रे? हेर त
1: खै दिन त म भाउजू दर्शन भनेर रिप्लाई गर्छु।
0: चुप लाग, मलाई भड्काउन थाले होला छैन। रिप्लाई यसरी दिने हो यी, मलाई ठिकै छ अनि मेरो रानीलाई कस्तो छ त? अब के रिप्लाई आउँदो रहेछ हेरे।
1: फेरि आए,
0: के लेखा छ सुन्छस्?
1: म पढिहाल्छु नि खै। राजालाई ठिक भए रानी पनि ठिक हुनु परिगो नि रे। ल
0: अब त थाहा पाइस् नि होइन?
1: थाहा पाएँ यार, यो त तपाईँसँग पुरै फिदा भइसकेको रहेछ नि त।
0: कुरा गर्न जान्नुपर्छ केटीसँग, फिदा नहुन त कुरै आउँदैन नि। ए फेरि आए,
1: ए अहिले फेरि के आयो खै?
2: आज मेरो स्टोरी पिक्चर हेर्यो त।
0: मैले हेरिसके, मेरो बाउ आयो, अहिले अफ हुन्छु ल भाइ।
1: थेट भर्खर रस पर्न थाले बेला अफ भइहाल्यो यार।
0: आज त मैले योसँग लास्टै गफ गर्नु पर्ला भनेको, आज पनि अफ भइहाल्यो यार।
1: मेरो मोबाइलमा यो एड स्टोरी अप्सन नै देखाउँदैन यार, के भयो होला दाइ?
0: किन नदेखाउनु, क्युट स्टोरीमा गएर हेर्न।
1: छैन के, हेर्नु नै ननपत्याइ।
0: अपडेट सपडेट भयो कि? खै मोबाइल दे त।
1: ए लिनु।
0: के भए रहेछ खै मोबाइल पनि कस्तो उल्टो जस्तो यार?
1: यो अलि फरक छ क्या अरूभन्दा, त्यही भएर त भनिरहेको छु नि दाइ।
0: ए यहाँबाट हेरौँ है त, यहाँबाट गएर यो अपलोड गर्ने अनि सेयर गर्ने, हेरौँ है त चेन्ज हुन्छ कि हुन्न। कसको म्यासेज आयो फेरि, के छ कालु?
1: ए खै खै खै दिन त, यो सबैले हेर्ने म्यासेज होइन यार।
0: अरे कस्तो फास्ट कसरी लगिस् त यार, कसले पठाएको हेर्न दिनुहोस् त?
1: यो हेर्नु मिल्दैन क्या दाइ,
0: कस्तो रहेछ यार, देखा न मेरो म्यासेज भन्थ्यो हेरिसँग कि।
1: भोगे देखाउँदिन
0: साला घुसघुसे, विशेष हो र पुरै डिपमा होस् कि क्या हो?
1: त्यस्तै त्यस्तै हो।
0: अनि तैँले त रोजिनालाई पनि लास्टै मन पराउँछु भन्थिस् त।
1: मन त रोजिनालाई नै पराउँछु, माया पनि उसैलाई गर्छु।
0: अनि यो चाहिँ के हो त फेरि, यता पनि पुरै डिपमा छु भन्छस् त?
1: यो पनि त्यस्तै त्यस्तै हो कि, बुझ्नु न दाइ कुरा मिलाएर।
0: ए मैले बुझेँ, ल खै कोरी चाहिँ देखा नि त।
1: होस् दाइ त्यो त देखाउँदिन, बरु फोटोसम्म चाहिँ देखाउँछ है, पहिले लग आउट गर्छु ल। पख्नु है, ग्यालरी खोल्दैछु। ए हेर त,
0: ओ माई गड, वाओ यार, क्या आइटम छ त यार। नाम चाहिँ के रहेछ फेसबुकमा भन्न, मलाई नाम के हो?
1: नाम भन्यो भने त सबै थाहा भइहाल्छ नि दाइ।
0: ए उसो भए नाम नभन्ने त ठिकै छ, त यो नभने नि उसले भनिहाल्छ नि, तर मलाई राम्रोसँग चिनेकै छैन केटो।
3: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, नाटकमा कुन पात्र गर्भवती भएको भर्खरै थाहा भएको छ। यसको सही उत्तर हो रमा। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कञ्चनपुरबाट महेन्द्र रावत, खोटाङबाट विनिता अधिकारी, सुर्खेतबाट पूजा थापा मगर र कास्कीबाट ग्यालो परियार विजेता भन्नुभएको छ। तपाईँलाई धेरै धेरै बधाई, तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताका लागि प्रश्न रहेको छ, स्कूलमा आफ्ना परिवारका सदस्यको चित्र बनाउन लगाउँदा आफ्नै बुवाको चित्र नबनाउने पात्र को हुन्? प्रश्न पुनः एकपटक, स्कूलमा आफ्ना परिवारका सदस्यको चित्र बनाउन लगाउँदा आफ्नै बुवाको चित्र नबनाउने पात्र को हुन्? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013456 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805750008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार शुरूमा 2 त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपे गुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क सय।
2: मलाई न कसैको दया चाहिएको छ, न कसैको माया। लरक्क पारेर चिल्ला कुरा गर्न नआएया कोही पनि। सबैले छोडेर गए नि, बरु त्यो बिरालो छ मसँग, त्यही आउँछ लुटपुटिन्छ मसँग।
3: ज्यान कलर यस्तो भइसक्यो, घमण्ड भने अझै उस्तै छ यो बुढीमा। ए सन्देश बाबु, त्यो फलफुल उत्यो टेबलमा लराख्दै त जा।
4: हस् हुन्छ। ए हजुरआमा, स्याउ खानु।
2: पर्या छैन तिमीहरूको फलफुल सालफुल, माया गरे जस्तो धेरै नाटक नगर यहाँ।
4: स्याउ दिँदा पनि हजुरआमाले किन गाली गरे होला?
3: किन यति साह्रो अकड हुनु मन लागेको आमा तिमीलाई?
2: म छु नै यस्तै त, जीवनभर कसैसँग झुकेर गिरेर बस्न जानिन। के भनेदेखि यो उमेर आएर तिमीहरूले कज्याएर कजिन्छु र म मरे, बरु यही ओछ्यानैमा मरौला।
3: ल ल, मर्न त एकदम सबैले मर्नुपर्छ नि आमा, म पनि मर्ने नै हो, तर सबैको राम्रो भएर मर्ने कि छिछि दूर दूर खपेर मर्ने भन्ने कुरा मात्र हो आमा।
2: लु लु भो, धेरै नसिका मलाई।
5: उचो नानीले समात्यौ न, माथि काम गर्नै दिइन कि।
6: आऊ आऊ छोरी, यता आऊ यता आऊ, मामुलाई काम गर्न अप्ठ्यारो भयो क्या?
5: घरबाटै धुलो र फोहोर मात्र रहेछ, भान्सामा त झन् कति दिनदेखिका झुटा भाँडा समेत यत्तिकै छन्। म सफा गरेर आउँछु है। उचप,
2: छोडेर गएकाहरूलाई अचानक के को माया उर्लेर आयो नि, धेरै स्वाङ नरचाओ। के भनेदेखि बुढी जिम्दैछन् कि मरि भनेर हेर्न आएका हौला, देखिहाल्यो। अब जाऊ यहाँबाट तिमीहरू।
5: आमा पनि के भन्नुहुन्छ? हुन्छ,
3: उमेर छँदा पैसा छँदा हो कि आमा घमण्ड गरेको पनि सुहाउने। अब त सुहाउन्न तपाईँलाई, त्यसमाथि रोगी ज्यान यस्तो मोटी ज्यान।
2: सानैदेखि दुखै खेपेर हुर्किएको ज्यान हो, बैसामा पनि तेह्र बाले के भनेदेखि दिनुसम्म दुःख दिएकै हुन्, अहिले बुढेसकाला छोराहरूले दिँदैछौ। दुःखकै सिरक ओढेर दुःखकै सिरानीमा प्राण जाने लेखेको रहेछ त के गर्नु।
3: आमा, आमालाई सन्चो छैन क्या?
4: हजुर आमा, हलिस खाने उता बट्टामा छ।
2: खान्न खान्न, तँ त मेरो काले नाति, तँलाई कति माया गर्थेँ मैले, तँ पनि बिरानो भइस। तेरो बाउले सिकाएको होला नि होइन र, मेरो नजिक नपर भनेर।
4: बाबाले त्यस्तै त केही भन्नुभएको छैन।
3: केटाकेटीसँग जे पायो त्यही कुरा किन गर्नुहुन्छ कि आमा? म अझै भन्छु, छोरीको जन्मदिनका दिन जे भयो भयो, तपाईँले बिर्सिने हो भने म पनि बिर्सिन्छु आमा। अब नाति नातिना मेरै हुन् भन्नुहुन्छ भने तपाईँले दुःख पाउनै पर्दैन, होइन भन्नु त?
2: तैँले पटक पटक मलाई निचो देखाएर किन कुरा गर्छस्?
3: लाएर लाएर
2: के भनेदेखि तँ यहाँ मलाई यसै गरी खसालेर बोल्न आएको होस्?
3: के भनेर मैले
2: यसो गर्नुभयो भने, उसो मान्नुभयो भने, तेरो शर्त मानेर तँसँग बस्ने म तेरो दासी हुँ र?
3: लाएर लाएर,
2: तँलाई मसँग बस्न मन भएन, घर छोडेर गइसकिस्। मलाई तिमीहरूको आज भरोसा साथ सहयोग केही चाहिएको छैन, भनिसके त मैले। फेरि पटक पटक किन जिस्काएर आउँछौ तिमीहरू?
3: भयो नि त भयो आमा, अब आउँदा पनि आउँदैन कहिले। म
2: तँलाई कसले आइज भन्या छ रे? म एक्लै भयो नि खुसी छु यहाँ, तिमीहरू कोही चाहिएको छैन मलाई। तिमीहरू म मरेपछि लास उठाउन पनि आउनु परेको छैन यहाँ।
7: सौगातका बुवा, ए सौगातका बुवा,
8: होइन किन गराउँछ यो?
7: तपाईँले मलाई पात गाँस्ने सिन्का चिरिदिन्छु भने होइन भने?
8: त्यो सिन्का चिर्न कति बेर लाग्छ र? अहिले चिरिदिन्छु, खै कहाँ छ?
7: ऊ त्यो खोपामा छ। साँच्ची तपाईँले बहिनीहरूलाई श्राद्धको लागि निम्ता गर्नुभयो कि नै?
8: ला,
7: यो बुढोको त केही कुरामा पनि भर नहुने भयो।
8: होइन ए, कति कराउँछेस, बिहानै गरिसके
7: अनि किन ला भन्या त?
8: कहिले काहीँ त हामीलाई पनि रमाइलो गर्न मन लाग्छ ए।
7: त्यही त, रमाइलो गर्ने उमेर छ अब।
8: होइन ए प्रेम कुमारी, तँ यसो उसो गर्यो उमेरमा किन आउँछेस भन् त? रमाइलो गर्न पनि उमेर चाहिन्छ र?
7: चाहिँदैन चाहिँदैन, काम गर्न परे मात्रै पो उमेर चाहिने, जिस्किन त जति बुढो भए पनि सकिहालिन्छ नि होइन?
8: शरीर पो बुढो भयो, मन त अझै 16 वर्षको जस्तै छ गाँठे।
7: अब फेरि तपाईँ सुरु नआउनु है। खुरखुर काम नगरेर छिटो गर्नु।
8: गर्दैछु त, लायो सिन्का यसले गाँस्दै गर।
7: यति पात गाँसिसकेर श्राद्धको किनमेल गर्न तल बजार जाउँ भने?
8: जाबो त्यति किनमेल गर्न पनि त्यति तल जानुपर्छ त? उत्तमको पसलमा पाइहालिन्छ नि सबै कुरा।
7: होस्, तिनीहरूको पसलमा त जाँदिन। सौगातले कञ्चनको बिहे हुन दिएन भनेर राम्रोसँग बोल्दा त बोल्दैनन् तिनीहरू।
8: अब के गर्छस् त, तेरो छोरो त्यस्तै छ, साना बिहे गर्यो भने दुःख पाइन्छ भन्दै हिँडेर सारा गाउँलेसँग दुश्मनी मोलिसक्यो।
7: खै, अर्का घरको कुरामा त बोल्न मिल्दैन भनेर कति सम्झाउँछ, जति भने पनि टेर्छ।
8: अरू कुरा जे भने पनि मान्छ, यही कुरामा चाहिँ अटेर भएर बस्छ। के हो के हो, होस् छोड दे, अब एउटै कुरा कति लिएर बस्नु, त्यसलाई जे मन लाग्छ त्यही गरोस्।
7: अँ, तपाईँलाई मुख लगाइदिए मात्र हुन्छ, गर्नुपर्ने सबै मैले हो, तपाईँले गर्ने होइन।
8: ए बाबा, के गरिनँ मैले, घर व्यवहारको सबै काममा तँलाई सघाएकै छु।
7: त्यसो भए पात तपाईँ गाँस्नु न त, म श्राद्धको किनमेल गरेर आउँछु, हुँदैन?
8: यस्तो टन्टलापुर घाममा के किनमेल गर्न जान्छेस्? भरे भरे शीतल फर्केसी जाँदा भइगयो त।
7: तपाईँले भने जस्तो हुन्छ, शीतल खोज्नु थाल्दा घरको काम दिँदैन। कुसुम भइदिएकी भए पनि त्यसलाई भात पका भनेर जानुहुन्थ्यो, अब ऊ पनि खालि कवितै भनेर हिँडिरहन्छे।
8: अनि विलासनगरबाट कहिले आउँछन् रे तिनका दाजु बहिनी?
7: भोलि आउँछन् रे।
8: त्यसो गर्न त, भरे भात म पकाउँला, तँ किनमेल गर्न जानु हुन्न।
7: ओहो, आज त अचम्मै भयो त, बिहे गरेको यत्तिका वर्ष भयो, कहिले भात पकाउँछु भनेर भनेको सुनेको थिएन त।
8: किन छैन, आमा हुँदा हप्ताको एक दिन ठेक्कै थिएन र मेरो?
7: हो त है, भात पकाउन तम्सने भनेर स्वाइनी भित्राइसकेका छोरालाई लाठो लिएर लखाटो हुन्थ्यो आमा।
8: कम त सताउँथिन् हाम्रै आमोई।
7: त्यही त।
8: ए प्रेम कुमारी, रेडियोको आवाज ठुलो पार पार, समाचार सुनौ।
9: नमस्कार, दिउँसो 2 बजेको हाइलाइट खबर। छोरी
7: तलाउँदा खप्पिसो हाम्रो आमा।
8: ल भयो भयो, एकछिन अब समाचार सुन्न दे।
9: विगत 3 दिनदेखि हराइरहेको संकटा देवीको सुनको मूर्ति मन्दिर छेउको जंगलमा भेटिएको छ। मूर्ति चोरी गर्नेको खोजी कार्य तीव्र गतिमा भइरहेको प्रहरीले जानकारी दिएको छ। आज भएको प्रदेश स्तरीय कविता प्रतियोगितामा सल्यानकोट गाउँपालिका 3 बड्डा चौरकी कुसुम लेखक विजयी भएकी छिन्।
8: ओइ प्रेम कुमारी,
9: यस प्रतिस्पर्धीलाई पछाडि
8: पार्दै यसले भनेको मान्छे हाम्रै कान्छी त होइन?
7: बड्डा चौरको कुसुम लेखक भनेको त हाम्रै कान्छी त हो नि, अरूको छ र?
8: त्यसो भए कान्छीले त्यत्रो प्रतियोगिता जिति त?
7: नजिते भए समाचारमा आउँथ्यो त।
8: ओहो, हाम्रै कान्छीको नाम समाचारले नै लियो बाबु।
7: त्यही त।
8: हेर त प्रेम कुमारी मेरो छाती, कुसुमले आज सबैका अघि मेरो शिर नै ठाडो बनाइदिए।
10: आजका हाम्रा प्रमुख अतिथि राष्ट्रिय क्रिकेट खेलाडी पारस खड्का पनि यहाँ आइपुग्नु भएको छ। उहाँलाई जोरदार तालीले स्वागत गरिदिन हार्दिक अनुरोध गर्दछु। स्वागत र सम्मान गर्दै स्वागत सहितको आफ्नो छोटो मन्तव्य राखिदिन यस क्याम्पसकी छात्रा हाम्री क्रिकेट खेलाडी खुशबू खत्रीका बुवा मोहन खत्रीलाई हार्दिक अनुरोध गर्दछु।
11: यहाँ उपस्थित हुनुभएका सबैजनालाई नमस्कार। हामी आमा बुबाहरू जहिले पनि छोराछोरी भविष्यमा गएर यस्तो गर्दै हुन्थ्यो उस्तो गर्दै हुन्थ्यो भनेर सपना देखेका हुन्छौँ। अब मैले नै हेर्नुहोस् न, मेरो छोरीलाई धेरै पटक क्रिकेट खेल्नबाट रोकेका थिए, तर मेरी छोरी खुसबू आफ्नो इच्छा र अडानमा बसिरहिन्। तर आज मेरी छोरी ऊ पारस खड्कासँग एउटै मञ्चमा सँगै बसेको देख्दा म यति खुसी छु कि रुम्की हाँसौँ कि के गरौँ के नगरौँ जस्तो भइरहेछ। आज खुसबूले प्रमाणित गरेकी छिन् मैले त्यस दिन मेरी छोरीलाई क्रिकेट खेल्नबाट रोकेको भए आज मेरी छोरीले न यो अमूल्य अवसर पाउने थिइन् न मैले यो सम्मान पाउने थिइन्। आज यो बुढो भएको बाबुलाई सम्मान लिने अवसर दिलाइदेऊ खुसबू, तिमीलाई धेरै धेरै धन्यवाद। अनि यो सम्मान दिने यस क्याम्पस र तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
10: बुवालाई धेरै धेरै धन्यवाद। अब भने म आजका प्रमुख अतिथि नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व सफल कप्तान पारसजीलाई आफ्नो भनाई राखिदिन हुन हार्दिक अनुरोध गर्दछु।
12: बाउको भाषणले छोए जस्तो छ कि।
13: नमस्ते विलासनगर। आज यहाँ आएर तपाईँहरू समक्ष बोल्न पाउँदा मलाई पनि निकै खुसी लागेको छ। अघि मोहन बुवाले बोल्दै गर्दा मेरो आँखा पनि रसाएका थिए। हो, मलाई के लाग्छ भने गुड प्यारेन्टिङ त्यो हो जहाँ प्यारेन्ट्सले आफ्नो इच्छा चाहना र रहर अनुसार होइन कि आफ्नो छोराछोरीको क्षमता चाहना बुझेर त्यसै अनुसारको सिकाइ वातावरण बनाइदिन सक्नुपर्छ। उनीहरूको गाह्रो साह्रो अप्ठ्यारोमा सहजीकरण गरिदिनुपर्छ, साथी बन्नुपर्छ। अर्को महत्त्वपूर्ण कुरा के हो भने कुनै खेल छोराले खेल्ने अनि कुनै खेल छोरीले खेल्ने भन्ने त्यस्तो काहीँ पनि हुँदैन। यो कुरा पनि हामी सबैले बुझ्न जरुरी छ। यस्ता कुरा भनेको समाजमा विभेद ल्याउने खालका कुरा हुन्। हामी सबैको चाहना यो छ कि हाम्रो समाज विभेद रहित बनोस्। मैले यहाँ हाम्रो युवा खेलाडीहरू जो मञ्चमा बसिरहनु भएको छ जस्तै आयुष भाइ अनि खुसबु बहिनीको खेलको बारेमा मैले पटक पटक सुनेको छु। उहाँहरू एकदम मेहनती हुनुहुन्छ र राम्रो क्रिकेट पनि खेल्नुहुन्छ। मलाई एकदम खुसी पनि लागेको छ कि उहाँहरू दुईजना विलासनगरबाट राष्ट्रिय खेलाडी छनौट क्याम्पमा पनि पर्नु भएको छ। म उहाँहरूलाई अल द बेस्ट भन्न चाहन्छु र अन्य युवा साथीहरूलाई पनि नेपाली क्रिकेटलाई माथि उठाउन लागि पर्नुहोस् र नेपाली क्रिकेटलाई माया गरिरहनुहोस् भन्न चाहन्छु। अन्त्यमा मलाई यहाँसम्म बोलाएर मेरा भनाइराख्ने मौका दिनुभएकोमा यस कार्यक्रमका आयोजकप्रति धेरै धेरै धन्यवाद दिन चाहन्छु र तपाईँहरूसँग विदा माग्न चाहन्छु। हस्, थ्याङ्क यू, थ्याङ्क यू सो मच।
10: समयलाई पनि व्यवस्थापन गरेर हामी बीच महत्वपूर्ण कुरा राखेर जानुभयो, यहाँलाई धेरै धेरै धन्यवाद। अब भने म यस कार्यक्रमलाई समापन गर्न तर्फ लाग्दैछु।
12: आज त हेर त आयुषसँग फोटो खिच्नेको पनि क्या भिड छ है।
7: ए के भो, ओइ त आयुष त्यसै बढे तल छ अरे त।
12: ला के भो त्यसलाई, जाउँ हिँड चाँडो जाउँ।
14: मेरो नाम चाहिँ निशान थापा हो र मेरो घर दैलेख जिल्ला हो। रोकवेर गुना फलको नियमित श्रोता हुँ र म चाहिँ कक्षा दसमा अध्ययनरत विद्यार्थी पनि हुँ। यो चाहिँ अभिभावक र बालबालिकामा आधारित रेडियो कार्यक्रम पनि हो र म गाउँघरका सबैलाई यो कार्यक्रम सुन्नको लागि पनि सल्लाह दिने गर्दछु। हामी जस्तो विद्यार्थीहरूको लागि र आफ्नोमा आएका केही समस्याहरू कसरी समाधान गर्ने, गलत साथीको सम्बन्ध गर्दा कस्तो हुन्छ, किशोर अवस्थामा कस्ता परिवर्तन देखिन्छन्, के गर्ने भन्ने एकदमै राम्रो कार्यक्रम रहेको छ।
15: गत हप्ता सोधिएको प्रश्न थियो, विवेकको रगत जाँच गर्दा के देखिएको छ? यसको सही उत्तर हो एचआईभी। सयोत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कास्कीबाट राजकुमार गुरुङ, रुकुमबाट झरना पुन, कञ्चनपुरबाट परमानन्द भट्ट र उदयपुरबाट विपना परियार विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने सबैजनालाई धेरै धेरै धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, कुसुमले प्रदेश स्तरीय कविता प्रतियोगितामा प्रथम भएर कति रुपियाँ पुरस्कार जितेकी छिन्? प्रश्न पुनः एकपटक, कुसुमले प्रदेश स्तरीय कविता प्रतियोगितामा प्रथम भएर कति रुपियाँ पुरस्कार जितेकी छिन्? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तोता इन्द्र सराखड्का।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। एन्टेना फाउन्डेसनको प्रस्तुति नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार यही समयमा निर्वाचनका विविध विषयमा छलफल गर्ने गर्दछौ। तपाई हामीले भोट हाल्न पर्खेको दिन आउँदैछ। आउने आइतबार अब हामी आफूलाई मन परेका उम्मेद्वार तथा दललाई जिताउन आफ्नो मतदान केन्द्रमा जान आतुर छौं भने उम्मेद्वारहरूलाई चुनाव पछिको परिणाम कस्तो आउला भन्ने धुकधुकी बढ़िरहेको छ। आज हामी नेपाल चौतारीमा योभन्दा अगाडिका अंक भन्दा अलि फरक किसिमले कुराकानी गर्छौ। आज हामी कुनै विषयमा केन्द्रित रहेर अतिथिसँग कुराकानी गर्ने छैनौं। आज हामी निर्वाचनसँगै केन्द्रित रहेर मतदाता शिक्षाका फरक फरक विषयमा कुराकानी गर्नेछौ। गैराती 12 बजेदेखि मौन अवधि अथवा प्रचार प्रसार रोक अवधि शुरू भएको छ। मौन अवधि अथवा प्रचार प्रसार गर्न नपाउने अवधि भनेको के हो? यो बेला के गर्न पाइन्छ, के गर्न पाइँदैन? एन्टेना फाउन्डेशन नेपालले तयार पारेको यो सामग्री। निर्वाचन आचार संहिता अनुसार निर्वाचनको दिनभन्दा 48 घण्टा अगाडिदेखि उम्मेद्वारको पक्ष विपक्षमा प्रचार प्रसार गर्न गराउन पाइँदैन। यो अवधिलाई मौन अवधि भनिन्छ। तर यसपालि निर्वाचन आयोगले यो समयलाई मौन अवधि नभनी अर्कै नाम दिएको छ। निर्वाचन आचार संहिता 2079 यो 48 घण्टालाई निर्वाचन प्रचार प्रसार रोकेको अवधि भनिएको छ। यो अवधिमा के गर्न पाइँदैन? निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्याल।
2: मतदानको दिन प्रारम्भ हुनुभन्दा 48 घण्टा अगाडिदेखि 2 गते र 3 गते प्रचार प्रसार बन्द हुन्छ, 4 गते निर्वाचन भयो, कुनै पनि राजनीतिक दल उम्मेद्वार समर्थक शुभेच्छु कसैले पनि कसैको पक्षमा वा विपक्षमा मत प्रकट गर्न, मत माग्न, प्रचार प्रसार गर्न, भेला गर्न, अन्तर्क्रिया गर्न, ब्रेन स्टोर्म गर्न केही गर्न पनि पाइँदैन।
1: यस्तो आचार संहिता भए पनि व्यवहारमा यही अवधिमा निर्वाचनको परिणाम प्रभावित हुने खालका सम्म चलखेल हुन्छ भन्ने सुनिन्छ। मौन अवधिमा उम्मेद्वारको पक्षमा प्रचार प्रसार गरेको वा गर्न लगाइएको पाइएमा के कस्तो कार्यवाही हुन्छ? निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराई।
3: 48 घण्टाको अवधिमा पालना गर्नुपर्ने विशेष आचरणहरू पालना नगर्नु भनेको निर्वाचन आचार संहिताको उल्लङ्घन हो र निर्वाचन आचार संहिता उल्लङ्घनका अरू कसुर गर्दाखेरि जे कारवाही हुने हो त्यसमा पनि त्यही हुन्छ। त्यो भनेको आयोगले 1,00,000 रुपियाँसम्म जरिवाना गर्न सक्ने र उम्मेदवारी खारेजी गर्न सक्नेसम्मको कारवाही गर्न सक्छ।
1: निर्वाचन आयोगले बनाएको आचार संहिता के मतदाताहरूमा पनि लागू हुन्छ? हामीले यो विषयमा पनि सामग्री तयार पारेका छौं। सुनौ अबको क्रममा।
4: मंगसिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज 13 गतेदेखि नै आचार संहिता लागू भएको छ। के निर्वाचन आचार संहिता मतदातालाई पनि लागू हुन्छ? नागरिकले पनि आचार संहिता उल्लंघन गर्न सक्छन्? निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल।
5: नागरिकले पनि उल्लंघन गर्न सक्छन्। नागरिकले कसरी उल्लंघन हुन सक्छ भने अफवाह फैलाएर अथवा मिसइन्फर्मेसन डिसइन्फर्मेसन हेट स्पिच गरेर कसैलाई अपहेलना हुने गरी चाहिँ नि सञ्चार माध्यम सामाजिक सञ्जालमा बोलेर कसैलाई चाहिँ कसैको व्यक्तिगत लाइफमा अथवा उसको राजनीतिक लाइफ क्यारियरलाई चाहिँ गलत भ्रामक सूचनाहरू फैलाएर पनि आचार संहिता उल्लङ्घन गर्न सक्छन्।
4: मर्यादित, स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा चुनाव गर्न र गराउन निर्वाचन आचार संहिता बनाइन्छ। मतदाता वा नागरिकबाट कसरी निर्वाचन आचार संहिता उल्लंघन हुन्छ? आयोगका सहप्रवक्ता सूर्य प्रसाद अर्याल।
6: अब नागरिक अथवा मतदाताले सोसियल मिडियामा कसैको मिसइन्फर्मेसन छ अथवा डिसइन्फर्मेसन छ, कसैको हेट स्पिच आएको छ, त्यसमा चाहिँ एकदमै सेयर, कमेन्ट, लाइक गरिदिएर अनि चाहिँ त्यसमा चाहिँ सहभागिता जनाइदिएर कसैले पोस्ट गरिदिएर अब पोलिटिकल पार्टीको विरुद्धमा अथवा उम्मेद्वारको विरुद्धमा लाञ्छना लगाउने अथवा आरोप गर्ने, तथ्यपूर्ण कुराहरूलाई बङ्ग्याएर तोडमोड गर्ने, होइन, यस्ता खालका कुराहरू हुँदाखेरिमा त्यो आचार संहिता उल्लङ्घन भएको मानिन्छ। जस्तै भोजभतेर गर्न पाइँदैन भनेर चाहिँ भोजभतेरमा संलग्न पनि नहुने अथवा मतहरू खरिद बिक्री गर्न हुँदैन भन्ने कुराहरू छ। अब यदि नदेखिने गरी चाहिँ कहीँ त्यसैमा संलग्न भइयो भने आफ्नो स्वतन्त्र अभिव्यक्तिमा अलिकति आफैले त्यसमा परिपालन गरिएन भने मतदाताको तहबाट त्यो उल्लङ्घन भएको मानिन्छ। यो विभिन्न कुराहरू चाहिँ जसले गर्दाखेरि निर्वाचनको स्वच्छता र पवित्रतालाई अलिकति आँचाउने कामहरू हुन्छन्। ती कुराहरू नागरिकको तहबाट अथवा नागरिक समाजको तहबाट अथवा मतदाताको तहबाट नहोस्, नगरियोस् भन्ने चाहिँ चाहना हो।
0: आचार संहिता उल्लङ्घन भएको पाइएमा नागरिकले आफ्नो ठाउँबाट के गर्न सक्छन्? निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल।
5: नागरिकले अथवा राजनीतिक दलका उम्मेद्वारले अथवा प्रतिनिधिले अथवा जोसुकैले पनि लिखित अथवा चाहिँ मौखिक अथवा टेलिफोनबाट सामाजिक सञ्जालबाट आयोगमा स्वयं उपस्थित भएर जुनसुकै माध्यमबाट पनि उजुरी दिन सकिने व्यवस्था छ। आयोगले त्यसलाई इन्टरटेन गर्छ। हाम्रो केन्द्रदेखि लिएर तलसम्म चाहिँ यसको संयन्त्रको व्यवस्था गरिएको छ। तपाईँ हरेक हाम्रो निर्वाचन कार्यालयमा गएर उजुरी दिन पनि सक्नुहुन्छ, तपाईँले सामाजिक सञ्जालमा लेखेर पनि दिन सक्नुहुन्छ, टिभीमा बोलेर पनि सक्नुहुन्छ, टेलिफोन गरेर पनि सक्नुहुन्छ, हाम्रो यहाँ त्यही कल सेन्टर छ 1102 त्यहाँ बोलेर पनि सक्नुहुन्छ, जुनसुकै माध्यमबाट जसरी पनि उजुरी दिन सकिन्छ।
0: मङ्सिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समय नजिकिँदैछ। 5,636 उम्मेद्वार चुनावी मैदानमा छन्। निर्वाचन आयोगका अनुसार यो पटक निर्वाचनमा 1,79,88,570 जनाले मतदान गर्दैछन्। कुल मतदातामा 88,47,579 जना महिला, 91,40,806 जना पुरूष र 185 जना अन्य रहेका छन्। मतदाता संख्याका आधारमा आयोगले 10,891 मतदान स्थल अन्तर्गत 22,226 मतदान केन्द्रहरू रहने गरी मतदान केन्द्र स्वीकृत गरेको छ। मङ्सिर 4 गते हुने निर्वाचनमा भोट हाल्न जाँदा बोक्नुपर्ने परिचय पत्रका बारेमा निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भूषाल।
7: मतदानको दिन मतदाताले आयोगले चाहिँ 6 प्रमाण पत्र मध्ये कुनै एउटा प्रमाण पत्र लगाएर गएन चाहिँ मतदान गर्ने व्यवस्था मिलाएको छ। त्यसमा चाहिँ आयोगबाट वितरण भएको परिचय पत्र अनि नायताको प्रमाण पत्र, लाल पूर्जाको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र, राहदानी, सवारी चालक अनुमति पत्र मध्ये एउटा डकुमेन्ट लगेर जानुभयो भने उहाँहरूले मतदान गर्ने व्यवस्था हुन्छ।
0: नामावलीमा नाम छ तर मतदाता परिचय पत्र छैन भने त्यस्ता मतदाताले पनि मङ्सिर 4 गते मतदान गर्न पाइन्छ? फेरि सहायक प्रवक्ता ऋषिराम भूषाल।
7: मतदाता नामावलीमा नाम नभएका त भोट हाल्न पाइँदैन। मतदाता नामावलीमा नाम भएको मान्छेले निर्वाचन आयोगले उपलब्ध गराएको परिचय पत्र नभए पनि अरू चाहिँ नागरिकता लगाएको विभिन्न कागजातहरूका मतदान गर्ने व्यवस्था चाहिँ हुन्छ।
1: मतदाताले मतदान स्थलमा पुगिसकेपछि भोट चाहिँ कसरी हाल्ने त? हामीले यो विषयमा पनि सामग्री तयार पारेका छौँ।
0: मङ्सिर 4 गतेको निर्वाचनमा मतदान गर्ने उपयुक्त तरिका के हो? निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अरियाल।
8: यहाँहरू मतदान केन्द्रमा पुगिसकेपछि महिला भए महिलाको लाइन र पुरुष भए पुरुषको लाइनमा बसिसकेपछि मतदाता नावली रुजु गर्ने ठाउँमा यहाँहरू पुग्नुहुन्छ। पुगिसकेपछि आफ्नो मतदाता परिचय पत्र वा आयोगले तोकेको कुनै परिचय पत्र देखाएर मतदाता नावलीमा नाम रुजु गराइन्छ। त्यहाँ रुजु भइसकेपछि यहाँलाई बाएँ हातको बुढी औँलामा नौन्ने मसीको चाहिँ चिन्ह लगाइन्छ। त्यसपछि यहाँ पहिलो मतपत्र दिने कर्मचारीका पासमा पुग्नुहुन्छ।
0: मङ्सिर 4 निर्वाचनमा भाग लिन 84 राजनीतिक दल चुनावी मैदानमा छन्। विभिन्न चुनाव चिन्ह मार्फत स्वतन्त्र उम्मेद्वारहरू पनि प्रतिस्पर्धामा छन्। समानुपातिक उम्मेद्वारहरूको बन्द सूची निर्वाचन आयोगले प्रकाशित गरिसकेको अवस्था छ। यसपटकको चुनावमा एकजना मतदाताले कतिजना उम्मेद्वारलाई मतदान गर्नुपर्छ? फेरि आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अरियाल।
8: 4 मतपत्र छुट्टा छुट्टै पाइन्छ। प्रतिनिधि सभाको उम्मेद्वारलाई 1 छाप, त्यसपछि प्रतिनिधि सभाकै राजनीतिक दललाई 1 छाप, त्यसपछि प्रदेश सभाको उम्मेद्वारलाई 1 छाप र त्यसपछि प्रदेश सभाकै आफूलाई मनपर्ने दललाई 1 छाप लगाएर मतदान गर्न सकिन्छ। क्रमशः र छुट्टा छुट्टै मतपत्रमा 1 स्वस्तिक छाप लगाएर हामी सही तरिकाले मतदान गर्न सक्छौ।
0: 2079 वैशाख 30 गते भएको स्थानीय तहको चुनावमा खसेको 1,25,84,000 मत मध्ये 3,00,000 मत बदर भएको थियो। निर्वाचन आयोगका अनुसार मतदान गर्ने र मतपत्र पट्याउने तरिका थाहा नहुँदा मत बदर हुन्छ। निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अरियाल आउने मङ्सिर 4 हुने चुनावमा मतदान गरिसकेपछि मतपत्र पट्याउने तरिका सिकाउँदै हुनुहुन्छ।
8: स्वस्तिक छाप लगाइसकेपछि अब यसमा लगाएको मसी अरू कुनै कोठा चिन्हमा नलतपतियोस् भनेर हामीले होस पुर्याउनु पर्दछ। यसको लागि 2 तरिकाबाट, या त हामीले तलबाट यसरी पट्याएर यो मसीलाई यो सेतोतिर पार्ने गरी हामी पठाउन सक्छौँ। यसको तलबाट तलको खण्ड चाहिँ बढी छ भने यसरी हामीले ल्याएर यसलाई अब यतापट्टि पठाउँदाखेरिमा यतापट्टिको सेतो भागमा पर्न सक्छ। यदि कहिलेकाहीँ माथि चाहिँ बढी छ भने हामीले यसरी चाहिँ माथिबाट ल्याएर यसलाई यसरी पठाउँदाखेरि यसको मसी चाहिँ यतापट्टि पर्न सक्ने गरी गर्न सक्छौँ। तर अहिले मैले यसमा तल चाहिँ धेरै भएको हुनाले मैले तलबाट यसरी पठाएँ र अब यसरी पठाउँदाखेरिमा यसको मसी चाहिँ यो सेतोमा पर्छ र अनि चाहिँ कुनै चिन्हमा लाग्दैन र तपाईँले गरेको मतदान सही तरिकाले हुन्छ र बदर हुने चाहिँ सम्भावना हुँदैन।
0: 2048 सालदेखि अहिलेसम्म भएका निर्वाचन हेर्ने हो भने मतबदर हुने क्रम बढ्दै गएको पाइन्छ। 2048 सालको निर्वाचनमा 3,22,023, 2051 मध्यावधि निर्वाचनमा 2,41,071 मत बदर भएको थियो भने 2056 संसदीय निर्वाचनमा 2,44,000 बढी मत बदर भएको थियो। 2064 संविधान सभा निर्वाचनमा प्रत्यक्षतर्फ 5,60,000 र समानुपातिकतर्फ 4,07,000 जति मत बदर भयो। प्रत्यक्ष र समानुपातिक गरी 2070 निर्वाचनमा 7,83,000 जति मत बदर भयो। मत बदर हुने क्रम 2074 यताका स्थानीय प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा झनझन बढ़िरहेको छ। आफ्नो मत बदर हुनु भनेको जनप्रतिनिधि चुन्न पाउने अधिकार गुम्नु पनि हो। बुझेर मतदान गरौं, मत बदर नहुने गरी मतपत्र पट्याउं र बाकसमा खसाउ।
1: यदि हामीले राम्रोसँग मतपत्र पट्याउन जानेनौ भने पनि मत बदर भएको मानिन्छ। मत बदर कसरी हुन्छ त?
0: गत वैशाख 30 गते सम्पन्न स्थानीय तह निर्वाचनमा गाउँपालिका भन्दा नगरपालिकामा धेरै मत बदर भएको थियो। निर्वाचन आयोगका अनुसार जम्मा खसेको मध्ये गाउँपालिकामा औसत 14, नगरपालिकामा 15, उपमहानगरपालिकामा 20 र महानगरपालिकामा 24% जति मत बदर भएको थियो। कस्तो अवस्थामा चाहिँ मत बदर हुन्छ? निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्याल:
9: मतदान गर्दा केही कुरामा असाध्य ख्याल पुर्याउनु पर्दछ, जसले गर्दाखेरिमा हाम्रो मत चाहिँ सदर हुन्छ र बदर हुनबाट जोगिन्छ। जस्तै सबभन्दा पहिलो कुरो, हामीले जस्तै यो मतपत्रमा मतदान अधिकृतको सही छ, तर यो मतपत्रमा मतदान अधिकृतको सही छैन। यदि यहाँले मतदान गर्नुभयो तर मतदान अधिकृतको सही नभएको मतपत्र गणना गर्दा फेला पर्यो भने यसलाई बदरतिर चाहिँ छुट्याइन्छ। एउटा मतपत्रमा एउटा मात्रै स्वस्तिक छाप लगाउनु पर्ने ठाउँमा दुईवटा छुट्टा छुट्टी निर्वाचन चिन्हमा हामीले स्वस्तिक छाप लगाउन साथ यो मत पनि बदर हुन्छ, यो पनि खेर जान्छ। यो मतपत्रमा चाहिँ स्वस्तिक छाप चाहिँ नबुझिने गरी लटपतिएको छ, प्रष्ट स्वस्तिक छाप चाहिँ नबुझिने खालको छ। यस्तो अवस्थामा पनि यो मतपत्र बदर हुन्छ। यो मतपत्रको दुईटा अब यो बीचमा परेको छ, यो स्वस्तिक छाप कुन चिन्हमा मतदान गरेको नबुझिने खालको छ। दुई वा दुईभन्दा बढी कोठामा पर्ने गरी यो स्वस्तिक छाप लगाइएको छ, यो पनि अब कुन चिन्हलाई मतदान गरेको नबुझिने अस्पष्ट भएको हुनाले यो मतपत्र पनि बदर हुन्छ। तोकिएको स्वस्तिक छाप बाहेक औठा छाप अथवा अन्य चिन्हहरूले संकेत गरेमा पनि त्यो मत बदर हुन्छ।
0: मतदाता शिक्षाको अभावले गर्दा मतदातालाई मत कसरी हाल्ने भन्नेमा प्रष्ट जानकारी हुँदैन। मंगसिर 4 निर्वाचनमा कसैको पनि मत बदर नहोस् भनेर निर्वाचन आयोगले प्रयास गरिरहेको छ।
1: तपाईँ अहिले विविध विचारको मदानी नेपाल चौतारी सुनिरहनु भएको छ। यो कार्यक्रम एन्टेना फाउन्डेशन सहित देशभरका विभिन्न रेडियोबाट एकैसाथ सुनिरहनु भएको छ। नेपाल चौतारीमा आज हामी निर्वाचनसँग सम्बन्धित विविध विषयको बारेमा कुराकानी गरिरहेका छौं। कतिपय मतदाताले भोट नहाल्ने कुरा गरिरहेका छन्। जतिपटक भोट हाले पनि समस्या जिउका त्यो हुने भन्दै दिक्काएका मतदाताहरू पनि छन्। तर मतदान गर्न भनेको व्यक्तिको अधिकार हो। आफ्नो मताधिकार प्रयोग गर्दा नागरिकलाई के फाइदा हुन्छ? सुनौ यो सामग्री। तपाईलाई लाग्छ होला निर्वाचनमा भोट नहाले पनि हुन्छ, तर निर्वाचनमा भोट हाल्न पाउनु मतदाताको अधिकार मात्र होइन, आफ्नो गाउँ टोल क्षेत्र तथा समग्र देशको जनप्रतिनिधि छान्न पाउनु नागरिक दायित्व पनि हो। हामीले भोट दिएकै मध्येबाट जित्नेहरू सांसद हुन्छन्। सांसद भित्रैबाट मन्त्री र प्रधानमन्त्री चुनिन्छन्। उनीहरूले नै हामीमाथि शासन गर्दछन्। त्यसैले मतदान गर्नु भनेको आफ्नो लागि गतिलो सांसद मन्त्री प्रधानमन्त्री समेत चुन्ने अवसर हो। निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्याल:
10: हरेक देशको संविधानले अन्तर्राष्ट्रिय मानव अधिकार घोषणा पत्रले के भनेका छन्, हरेक देशका नागरिक जो बालिग हुनुहुन्छ त्यो देशको कानूनले कहीँ 18 भन्ला, कहीँ 16 भन्ला, कहीँ 21 वर्षकोले मतदान गर्ने भन्ला, त्यो देशको कानूनले तोक्छ कि त्यसरी बालिग भएका मतदातालेलाई दुईटा पोलिटिकल राइट्स दिएको हुन्छ। भनेको मतलब आफू चाहिँ उम्मेद्वार हुन पनि पाउने र निर्वाचित भएर चाहिँ पद सम्हाल्न पाउने, अथवा आफूले चाहिँ शासन प्रक्रिया भाग लिएर अरूलाई जिताउन सक्ने अथवा अरूलाई चाहिँ मतदान गर्न सक्ने, यी दुईटा काम गर्नको लागि चाहिँ पोलिटिकल राइट्स दिएको छ। त्यसैले यो चाहिँ एउटा अधिकार हो, आफूलाई प्राप्त अधिकार यसको प्रयोग गर्नुपर्छ भनिन्छ।
1: निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालका अनुसार मतदानका फाइदै फाइदा छन्।
10: आफू कोबाट शासित हुने भनेर छान्न पाउने अधिकार त त्यो भन्दा ठुलो राइट त केही पनि हुन सक्दैन। आफ्नै भोटले राष्ट्र प्रमुखदेखि लिएर आफ्नो नजिकको गाउँपालिकाको वडा सदस्यसम्म चुन्न पाइन्छ। मन परेन भने त्यो रिस पोखेन ठाउँ भनेको त्यो ब्यालेटबाटै हो। राम्रो काम गरेन ती प्रतिनिधिलाई हामीले फेरि जिताएर पठाउन सक्छौँ। यदि राम्रो काम गरेन भने उनलाई चाहिँ भोट उनको विरुद्धमा अथवा उनीभन्दा राम्रो चाहिँ एजेन्डा ल्याउने चाहिँ उम्मेद्वारलाई मत दिएर उनलाई हराइदिन सक्छौँ। त्यसैले यो त जनप्रतिनिधिलाई शासन सत्तामा बस्नेलाई चाहिँ नियन्त्रण गर्ने सबभन्दा ठूलो हतियार हो नि त। त्यसैले यसलाई सही तरिकाले प्रयोग गर्नुपर्छ र यो अधिकार भनेको नारी कर्तव्य दायित्व पनि हो। यदि हामी निर्वाचन प्रक्रियामा भाग लिन्नौँ मतदान गर्दैनौँ भने अनि त्यस पछाडि बनेका सरकारले चाहिँ यसो गरेन उसो गरेन भन्ने एउटा नैतिक धराताल गुम छ अरे क्या हाम्रो। हामी मतदान त भाग लिनै पर्छ।
0: तपाईँले यदि भोट हाल्नु भएको छ भने तपाईँलाई पक्का थाहा छ मतदान गर्नु अघि हातको प्राय बुढी औंला वा अन्य कुनै एक औंलाको नङमा प्रष्टसँग देखिने गरी मसी दलिन्छ। आज हामीले निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेललाई सोधेका छौं मतदान गर्नु अघि नङमा किन मसी दलिन्छ।
11: मत संकेत गरिसकेको मान्छे फेरि मत संकेत गर्न नआओस् भन्ने उद्देश्यले यो पर्मानेन्ट कलरले मत संकेत गर्ने हो धेरै देशहरूमा छ र हामी कहाँ पनि छ। अब यो हामी कहाँ त अब निर्वाचनको पद्धति सुरु भएदेखि नै मसी लगाएर कन्फर्म गर्ने पद्धति हो मूलत होइन। अब एउटा प्राउड पनि हो मान्छेले अब यो मैले भोट हालेर आएँ भन्नका लागि होइन अथवा कसै साथीभाइसँगी अथवा कसैलाई इलेक्सन म्यानेजमेन्ट बडिजको हिसाबले स्वच्छ स्वतन्त्र निष्पक्ष मतदान गर्न फर्जारी मत नखसोस् भन्न एउटै व्यक्तिले दोहोऱ्याएर मत नहालोस् भन्ने मूल ध्येय चाहिँ त्यही नै हो।
0: विकिपीडियाका अनुसार मतदान गर्नु अघि नङमा मसी लगाउने चलन भारतबाट सुरु भएको हो। दक्षिणी भारतको कर्नाटक राज्यमा सन् 1962 भएको आम निर्वाचनका बेला मतदाताहरूले मतदान गर्दा नङमा मसी लगाइएको थियो।
1: शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरू पनि मतदाता हुन्छन्। निर्वाचन आयोगले अपाङ्गता भएका व्यक्तिलाई मध्यनजर गर्दै मतदान केन्द्रलाई पनि अपाङ्गता मैत्री बनाएको जनाएको छ।
0: गत स्थानीय तहको निर्वाचनलाई हेर्ने हो भने उपयुक्त तयारी र पूर्वाधार नहुँदा अपाङ्गता भएका मतदाताहरूले निकै शास्ति भोग्नु परेको थियो। उनीहरूको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा मतदान स्थलमा खटिएका पदाधिकारी र सुरक्षाकर्मी पनि अलमलमा देखिएका थिए। अपाङ्गता भएका वा फरक क्षमता भएका मतदाताहरूले सहज तरिकाले मतदान गर्न पाउनुपर्छ। सरकारवाला निकायले पनि अपाङ्गताको प्रकार अनुसारको मतदान केन्द्र बनाउनुपर्छ भन्नुहुन्छ अभियन्ता तथा अधिकार कर्मी सीता बोहरा।
12: अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ अप्ठ्यारो पर्ने गरी मतदान केन्द्रमा द्वारहरू बनाइने साँगुरो द्वार होइन जुन चाहिँ अपाङ्गता मैत्रीको मापदण्ड विपरीत ब्यालेट राख्ने पुस्तिक छाप लगाउने टेबलहरू पनि अलिकति अग्लो ठाउँमा त्यसले गर्दाखेरि पनि आफैले गर्न नसक्ने शारीरिक अपाङ्गता भएको व्यक्तिहरूलाई एक किसिमको कठिनाइ छ भने अन्य अपाङ्गता जस्तो दृष्टिविहीनको लागि चाहिँ दृष्टिविहीनले आफूले सहयोगी लिएर मतदान गर्न पाउने त्यो अधिकार पनि सुनिश्चित नभएको पाइएको छ। बहिरा व्यक्तिहरू छन् भने उनीहरूको लागि साङ्गीतिक भाषाको अभाव छ होइन त्यसले गर्दाखेरि पनि अपाङ्गता मैत्री मतदान केन्द्र स्थल हुन सकेका छैनन्। गत निर्वाचनहरूमा देखियो होइन स्थलमा खाल्जा खुल्ली हुने हिलो जमेको पानी परेकोमा त्यस्तो पानी बग्ने ठाउँहरू होइन लामो लामो घाँसपातहरू उम्रिएको त्यसै गरी चाहिँ सानसानो इँटाहरू राखेर चाहिँ मतदान स्थलसम्म जाने बनाइएको अनि खुड्किलो भर्याङहरू चढेर जाने बनाइएको त्यस्तो चाहिँ आगामी निर्वाचनमा नहोस् भन्ने म चाहिँ माग गर्दछु। र अब सरकारवाला व्यक्तिले पनि मतदान केन्द्रलाई चाहिँ अपाङ्गता मैत्री मात्रै नभने सबै मैत्री मतदान केन्द्र होस् भन्नका लागि चाहिँ सबैलाई सजिलो हुने किसिमले मतदान केन्द्रको निर्माण गरियोस्।
0: मङ्सिर 4 गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अपाङ्गता भएका मतदाताहरूको सहज मतदान होस् भनेर निर्वाचन आयोगले कस्तो तयारी गरेको छ? निर्वाचन आयोगका उपसचिव कमल भट्टराई।
3: यो पटक नमुनाको रूपमा 100 मतदान केन्द्रहरूलाई चाहिँ पूर्ण रूपमा चाहिँ अपाङ्गता पहुँचयोग्य मतदान केन्द्र चाहिँ बनाउने भनेर आयोगले स्वीकृत गरी त्यो काम चाहिँ कार्यान्वयनको प्रक्रियामा छ। मतदानको दिन मतदान गर्न आउँदाखेरि त्यहाँ जुन किसिमका चाहिँ भौतिक पूर्वाधारहरू हामी तयार गर्छौँ त्यसलाई पनि अपाङ्गता भएका व्यक्ति होचोकत भएका व्यक्तिहरू बिरामी अशक्तहरूका लागि पनि पहुँचयोग्य हुने गरी जस्तै मत संकेत गर्ने स्थान धेरै अग्लो नबनाई अलिकति पहुँचयोग्य बनाउने मतपेटिकामा मत खसाल्ने ठाउँ पनि त्यही हिसाबले चाहिँ पहुँचयोग्य बनाउने, सूचनाहरू सम्प्रेषण गर्नका लागि पनि अपाङ्ग मैत्री संरचनाहरू पूर्वाधारहरू तयार गर्ने लगायतका व्यवस्थाहरू हामीले गरेका छौँ। व्हील चेयर लिएर आउनुहुने मतदाताहरूका लागि चाहिँ प्रायोरिटी भोटिङको व्यवस्था छ, उहाँहरू लाइनमा बस्नु पर्दैन, सिधै प्राथमिकताका साथ अगाडि गएर मतदान गर्न सक्नुहुन्छ। र हामीले मतदान केन्द्रहरू ग्राउन्ड फ्लोरमै राखेका छौँ। मतदान अधिकृतलाई तालिम प्रशिक्षणको क्रममा पनि स्पष्ट भनेका छौँ कि यसरी अपाङ्गता भएका व्यक्तिहरू आउँदाखेरि उहाँहरूलाई चाहिँ जे जुन व्यवस्था गरेर चाहिँ सहज गर्न सकिन्छ त्यो गर्न हामीले आग्रह गरेका छौँ। अपाङ्गता भएका व्यक्तिहरूमध्ये दृष्टिविहीन जसले चाहिँ आफै देखेर मतदान गर्न सक्नुहुन्न उहाँहरूका लागि आयोगले विशेष व्यवस्था गरेको छ। त्यो भनेको एका घरको परिवारको सदस्य वा निजले इच्छाएको निजको साथमा आएको इच्छाएको व्यक्तिले चाहिँ मतदान गर्न सक्नुहुन्छ।
1: निर्वाचन एक उत्सव हो, नागरिकले यसलाई आफूलाई मन परेको उम्मेद्वार चुन्न पाउने अधिकारको रूपमा लिन्छन्। निर्वाचन निष्पक्ष स्वच्छ भयरहित वातावरणमा सम्पन्न होस् भन्नका लागि मतदानको दिन सार्वजनिक बिदा दिने चलन छ। आसन्न मंगिर 4 गते हुने निर्वाचनको दिन पनि देशभरका शैक्षिक संस्था सार्वजनिक यातायात बन्द हुनेछन्। निर्वाचन आयोगले मतदानको दिन कस्ता सवारी चलाउन पाउने र कस्ता नपाउने भन्ने विषयमा मापदण्ड बनाएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल:
5: नियन्त्रित र व्यवस्थित रूपमा चल्छन्। विगतको भन्दा धेरै गाडी घोडाहरू चल्ने, धेरै पासहरू लिन नपर्ने, एम्बुलेन्सहरूदेखि तरकारी, अब फलफुल, तपाईँको फोहोर मैला, अशक्त अपाङ्गहरूको लागि हस्पिटलमा जाने डाक्टर नर्सहरू, त्यहाँका कर्मचारीहरू लगायतको धेरै ठुलो चाहिँ नि पत्रकारहरू, यो सबको लागि चाहिँ हामीले पासको आवश्यकता नपर्ने गरी व्यवस्था गरेको छ। अब नर्मल अरू सार्वजनिक यातायातहरू जति नै चल्छ,
1: तर सार्वजनिक सवारीको हकमा भने आवश्यकताका आधारमा निर्वाचनलाई प्रभाव नपर्ने गरी

0: झन चल्नेछन्। त्यसै गरी त्यो दिन पत्रकारको सहज आवागमनको लागि सूचना विभाग वा संचार गृहबाट जारी गरिएका परिचय पत्रका आधारमा सवारी साधन चलाउन पाइनेछ। साथै अस्पतालमा कार्यरत परिचय पत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको सवारी साधन पनि चल्न पाउनेछन्। तर निर्वाचनको दिन सार्वजनिक र निजी यातायात साधन भने चलाउन पाइन्न। सार्वजनिक र निजी यातायात साधन नचल्दा मतदातामा पर्ने असर कम गर्न आयोगले के वैकल्पिक व्यवस्था गरेको छ? निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल:
1: सबै मतदान केन्द्रहरू र मतदान स्थलहरू व्यवस्थापन गर्दाखेरि ज जसको मतदाता नामावली छ त्यसको वरिपरि हुने गरी नै व्यवस्था गरिया हुन्छ। मतदाताहरूको लागि यातायातको आवश्यकता पर्दैन। यदि अब तपाईँ जिल्लै छोडेर अर्को जिल्लामा हुनुहुन्छ भने त अघिल्लो दिन जानु पर्यो, होइन? नभए मतदाताको लागि वाकिङ डिस्टेन्समा मतदान केन्द्रहरू हुन्छन्। पहाडको दूर दरारमा कहीँ कहीँ एक डेढ घन्टाको वाकिङ डिस्टेन्समै हुनुहुन्छ। अब अशक्त अपाङ्ग हिँडुल गर्न नसक्ने छुट्टै व्यवस्था छ, त्यसको लागि निर्वाचन अधिकृतबाट पास लिएर जान सकिने गरी व्यवस्था गरेको छ। र अहिले यो निर्वाचनमा यातायातको दृष्टिकोणबाट धेरै लचिलो नीति आयोगले अवलम्बन गरेको छ, त्यो कुराहरू यहाँले देख्नुहुन्छ।
0: आयोगले गरेको व्यवस्थाको जानकारी मतदाताले कसरी थाहा पाउँछन्? फेरि प्रवक्ता शालिग्राम शर्मा पौडेल:
1: त्यो त अब हामीले सार्वजनिक गरेका छौँ नि, यो अहिले तपाईँसँग बोले मैले यसरी थाहा भयो, हाम्रा फेसबुकमा गएको छ, हाम्रो ट्विटरमा गएको छ, रेडियो पत्र पत्रिका टेलिभिजनमा गएको छ, हाम्रो वेबसाइटमा छ, यसरी गरेका छौँ, होइन? सर्वसाधारणलाई पासको कुरै आएन। त्यो दिन हामीले नेपाल सरकारलाई सार्वजनिक बिदाको घोषणा गर्न पनि हामीले अनुरोध गरेका छौँ। त्यसो भएको हुनाले त्यो दिन त वाकिङ डिस्टेन्समा जाने, भोट खसाल्ने, घर आएर बस्ने, त्यो हो नि त कुरा।
0: आगामी मङ्सिर 4 गते हुने निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा गरी जम्मा कति सांसद चुनिन्छन्? यस प्रश्नको उत्तर दिनुअघि नेपालमा अहिलेसम्म भएका संसदीय निर्वाचनमा चुनिने सांसदको संख्याको बारेमा चर्चा गरौं। विक्रम सम्मत 2015 भएको पहिलो प्रतिनिधि सभा निर्वाचनबाट 109 जना सांसद चुनिएका थिए। 2047 भएको प्रतिनिधि सभा निर्वाचनमा 205 निर्वाचन क्षेत्रबाट 205 जना सांसद चुनिए। 2051 र 56 चुनावमा पनि 205 जना सांसदकै लागि प्रतिनिधि सभाको चुनाव भयो। 2064 संविधान सभाको चुनावमा निर्वाचन क्षेत्र बढाएर 240 पुर्याइयो। चुनाव पनि प्रत्यक्ष र समानुपातिक गरी दुई विधिबाट भयो। प्रत्यक्षमा 240 र समानुपातिकमा 335 सांसद मतदानबाट चुनिए भने 36 जना मनोनित सहित 601 जनाको संविधान सभा गठन भयो। 64 गठित संविधान सभाले संविधान बनाउने काम पूरा गर्न नसकेपछि 2070 पनि 601 प्रतिनिधिका लागि नै संविधान सभाको दोस्रो निर्वाचन भयो। संविधान सभा मार्फत 2072 नयाँ संविधान जारी गरियो। देशको शासकीय स्वरूप संघीय संरचनामा रूपान्तरित भयो। 7 प्रदेश गठन भए। संघमा प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी 2 सदन र प्रदेशमा प्रदेश सभाको व्यवस्था गरियो। निर्वाचन क्षेत्रको संख्या घटाएर 165 बनाइयो। 2074 भएको निर्वाचनबाट समानुपातिक 110 र प्रत्यक्ष निर्वाचित 165 गरी 275 जना सांसद सम्मिलित प्रतिनिधि सभा गठन भयो। यही मङ्सिर 4 गते हुने निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभाका लागि अहिले 2187 पुरूष र 225 जना महिला गरी जम्मा 2412 जना र प्रदेश सभातर्फ 2943 पुरूष 280 महिला गरी जम्मा 5636 जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन्। प्रतिनिधि र प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी कतिजना सांसद चुनिँदैछन्? निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भूषाल:
2: प्रदेश सभामा 275 जना र प्रदेश सभामा 550 जना गरी 825 जना चाहिँ निर्वाचित हुनुहुन्छ। त्यसमा एफपिटिभी र समानुपातिक दुवै तर्फको गरी प्रदेश सभामा 275, प्रदेश सभामा 550 जना चाहिँ निर्वाचित हुनुहुन्छ।
0: प्रदेश सभा र प्रतिनिधि सभामा चुनिएका व्यक्तिले गर्ने काम एउटै हो कि फरक फरक हुन्छ? फेरि ऋषिराम भूषाल:
2: प्रतिनिधि सभाको चाहिँ काम चाहिँ नेपालको संविधानले तोकेको अधिकार बमोजिमको विषयमा कानून तर्जुमा गर्ने, नीति निर्माण गर्ने, अध्ययन अनुसन्धान गर्ने, संवैधानिक निकायको प्रतिवेदनको घर जाँचबुझ गर्ने, संविधानमा उल्लेखित निर्देशक सिद्धान्त तथा नीति र दायित्वको कार्यान्वयनको सन्दर्भमा अध्ययन अनुसन्धान गर्ने, सरकारको गठन गर्ने लगायतका कामहरू चाहिँ प्रतिनिधि सभाले गर्छ। प्रदेश सभाको हकमा चाहिँ नेपालको संविधानले तोकेको अधिकार बमोजिमको विषयमा आफ्नो प्रदेशभित्रको कानूनको तर्जुमा गर्ने, नीति निर्माण गर्ने, प्रदेश सरकारको गठन गर्ने, प्रदेश सरकारको काम कारवाही उप निर्देशन गर्ने कामहरू प्रदेश सभाले गर्ने भयो। फरक के भयो भन्दाखेरि प्रतिनिधि सभामा जाने सांसदहरूले नेपाल सरकारको गठन लगायतका कामहरू गर्ने भयो, प्रदेश सभामा जानेले चाहिँ प्रदेश सरकारको गठन गर्ने र संविधानले तोकेका अरू कामहरू गर्ने भयो।
3: नेपालमा विक्रम सम्मत 2072 नयाँ संविधान जारी गरियो। देशको शासकीय स्वरूप परिवर्तन भएर संघीय गणतान्त्रिक संरचनामा रूपान्तरित भयो। स्थानीय, प्रदेश र संघ अर्थात केन्द्र गरी 3 तहको सरकारको व्यवस्था भयो। प्रत्यक्ष अर्थात पहिलो हुने, निर्वाचित हुने र समानुपातिक गरी 2

0: संविधानको निर्वाचन प्रणालीबाट प्रतिनिधि र प्रदेश सभामा सांसदहरू चुनिने व्यवस्था लागू भयो। 2072 को संवैधानिक व्यवस्था अनुसार नै 2074 स्थानीय, प्रदेश र केन्द्र अर्थात संघीय सरकारका लागि निर्वाचन भयो। स्थानीय सरकारले 5 वर्ष कार्यकाल पूरा गरेपछि गत वैशाखमा स्थानीय तहको निर्वाचन भइसकेको छ भने आगामी मंगिर 4 गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुँदैछ। प्रतिनिधि र प्रदेश सभा निर्वाचन प्रत्यक्ष र समानुपातिक प्रणालीमा गरिन्छ। प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीमा के फरक छ? संविधानविद निलाम बडाचार्य:
1: प्रत्यक्ष भने जनताका प्रतिनिधि हुन्, अप्रत्यक्ष समानुपातिक भने पार्टीले मनोनित गरेका हुन्। पहिलेबाटै पार्टीले मैले यिनीलाई मनोनित गर्नेछु, मेरो भागमा कति पर्दछन्, मतदानमा जनताले मत दिन्छन्, कुन पार्टीलाई पार्टी कलाई कति दिन्छन्, पार्टी कलाई कति दिन्छन्, त्यही अनुपातमा उनीहरूले चाहिँ मनोनित गर्दाखेरि पुरुष, महिला, जात, जनजाति, दलित, मधेसी इत्यादिको जे जे अनुपात छ त्यो अनुपातमा चाहिँ उनीहरूले मनोनित गर्ने हो।
0: प्रत्यक्ष अर्थात पहिलो हुने निर्वाचित हुने विधिबाट हरेक निर्वाचन क्षेत्रमा एकजना उम्मेद्वार विजयी हुन्छन् भने समानुपातिक निर्वाचन प्रणालीमा सम्पूर्ण मुलुकलाई एक निर्वाचन क्षेत्र मानिन्छ। निर्वाचनमा सहभागी दललाई प्राप्त मत प्रतिशतका आधारमा सीट बाँडफाँड गरिन्छ। निर्वाचनमा महिला, दलित, उत्पीडित, अल्पसंख्यक समूहको प्रतिनिधित्व सुनिश्चित होस् भनेर समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गरिएको हो। तर नेपालमा समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोग गरिन थालेको बताउनुहुन्छ संविधानविद निलाम्बर आचार्य:
1: समानुपातिकमा त खास गरेर जनताको राम्रो प्रति होस्, विज्ञहरू पनि आउन्, अनि जो चाहिँ भोट मार्फत आउन सक्दैनन् ती चाहिँ समानुपातिक मार्फत आउन्, ती त्यस्ता हुन् जो संसदमा चाहिँ एकदमै सरकारलाई जिम्मेवार बनाउन र सरकार गठन गर्नमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने हुन्। यी सबै कुरा हेरेर चाहिँ समानुपातिकको व्यवस्था गरिएको हो, त्यसको दुरुपयोग भएको छ।
2: निर्वाचन आयोगले मंगिर 4 गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन कार्यनिर्देशिका 2079 दफा 28 तथा प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका 2079 दफा 28 बमोजिम समानुपातिक तर्फका उम्मेद्वारहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ। समानुपातिक तर्फ रहेका उम्मेद्वारहरूको बन्द सूची भनेको के हो? निर्वाचन आयोगका समानुपातिक निर्वाचन प्रणालीका मुख्य निर्वाचन अधिकृत गोकर्णमणि दुवाडी:
3: सम्बन्धित राजनैतिक दलहरूले हामी निर्वाचनमा भाग लिन्छौँ भनेर उहाँहरूले आयोगले तोकेको अवधिमा निवेदन गर्नुहुन्छ। सोका आधारमा सम्बन्धित प्रदेशको जति सदस्यको निर्वाचन हुने हो बढीमा त्यति र घटीमा त्यसको 10% अर्थात् हरेक दलले बढीमा 110 सदस्यसम्म उठाउन पाउँछन् र घटीमा 11 जनासम्म उठाउन सकिने गरी दलले उम्मेद्वारहरूको नामावली संविधान र कानूनले तोके बमोजिमको प्रतिशतमा अथवा समानुपातिक समावेशिताको सिद्धान्त बमोजिम हुने गरी उहाँहरूले नामावली पेश गर्नुहुन्छ। यो अन्तिम बन्द सूची भनेको आगामी मंगिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मतदानमा दलहरूले पाउने मतलाई आधार मानेर प्रतिनिधित्व गर्ने प्रणाली हो।
2: आयोगले सार्वजनिक गरेको बन्द सूची अनुसार प्रतिनिधि सभा र प्रदेश सभामा गरी 5,907 जना समानुपातिक तर्फ उम्मेद्वार रहेका छन्। त्यसमध्ये प्रतिनिधि सभाका लागि मात्र नेपाली काँग्रेसबाट 108 जना, नेकपा एमालेबाट 110 जना, नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबाट 110 जना र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट 88 जना उम्मेद्वार प्रस्ताव गरिएको छ। मंगिर 4 गते निर्वाचन सम्पन्न भएपछि उनीहरूमध्ये को को सांसद चुनिन्छन् र उनीहरू कसरी चुनिन्छन्? फेरि निर्वाचन अधिकृत गोकर्णमणि दुवाडी:
3: यो हामीले प्रतिनिधि सभाको कुरा गर्ने हो भने नेपाल देशभरिको एउटा निर्वाचन क्षेत्र मानिन्छ, यसमा 110 सदस्य निर्वाचित हुन्छन्, त्यसमा देशैभरिबाट कुल मतलाई हामीले आधार मानेर दलहरूले पाउने मत विभाजन गर्छौँ। त्यसमा जति सदरमत हुन्छ त्यो सदरमतको 3% थ्रेसहोल्ड छ प्रतिनिधि सभामा भने प्रदेश सभामा 1.5% थ्रेसहोल्ड छ। यदि कुनै पनि दलले यो प्रतिनिधि सभाको कुल सदरमतमा 3% भन्दा कम मत प्राप्त गरे भने त्यो सिट विभाजनमा गणना गरिँदैन। त्यस कारणले कम्तीमा प्रतिनिधि सभातर्फ सदरमतको 3% प्राप्त गर्ने राजनीतिक दलले 110 सिट मध्ये समानुपातिक हिसाबमा कति आउँछ त्यो सिट बमोजिम चाहिँ उहाँहरूले त्यो सिफारिस गर्न सक्नुहुन्छ। त्यो सिफारिस गर्ने भनेको उम्मेद्वार यो चाहिँ अस्ति हामीले 9 गते प्रकाशित गरेको अन्तिम बन्द सूचीमा समाहित उम्मेद्वारहरूको सूचीबाट उहाँहरूले सिफारिस गरेर पठाउनुपर्छ।
2: कुनै पनि उम्मेद्वारले मतदातालाई धम्क्याई, डर देखाई वा कुनै प्रलोभनमा पारी भोट माग्न पाइँदैन। यस्तो गर्नु गैर कानूनी पनि हो। तर निर्वाचनको मुखमा मतदातालाई विभिन्न प्रलोभनमा पार्ने, पैसा बाँड्ने, मासुभात खुवाउने, खानेकुरा, लत्ता कपडा बाँड्ने गरेको पनि सुनिन्छ। निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भूषाल यसो गर्नु मतदानको दुरुपयोग हो भन्नुहुन्छ।
4: कसैले चाहिँ डोप प्रलोभनमा फसेर चाहिँ मतदान गर्न पाइँदैन, त्यो आचार संहिताको विपरीत कार्य हो। त्यो दिने मान्छे पनि आचार संहिताको चाहिँ उल्लङ्घन गरेको हुन्छ र दिनेले पनि त्यसरी चाहिँ प्रलोभनमा फसेर चाहिँ मतदान गर्नु हुँदैन। त्यो चाहिँ आफ्नो बुद्धि विवेक प्रयोग गरेर आफूलाई उपयुक्त लागेको उम्मेद्वारलाई मतदान गर्ने हो। लोभ लालचमा फसेर चाहिँ मतदान गर्नु होइन, यो चाहिँ कानूनी रूपमा यो राम्रो पनि होइन र यो गर्न पनि पाइँदैन।
2: कानून त प्रलोभनमा परि डराई वा लोभ लालचमा बहकेर भोट हाले त्यसो गर्ने मतदातालाई समेत कारवाही गरिन्छ। फेरि निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भूषाल,
4: आचार संहिता उल्लङ्घन गरेको आयोगले चाहिँ त्यसको जानकारी आयो भने, त्यसको प्रमाणित हुन गयो भने आचार संहिता विपरीतकै कारवाही हुन्छ।
0: हरेक निर्वाचनमा मतदान कार्य सकिएपछि तत्कालै मत गन्न थाल्नुपर्छ। मत गर्ने ठाउँ सुरक्षित हुनुपर्छ। छिटो छरितोसँग मत गर्न सक्दा नतिजा पनि छिटो छिटो निस्कन्छ। तर मतगणना प्रक्रिया ढिलो हुँदा निर्वाचन आयोग र अन्य सरोकारवालाहरूले समेत आलोचना खेप्नुपर्छ। यसपालि मंगिर 4 गते हुने निर्वाचनमा मतगणनाको प्रक्रिया के हुन्छ? निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्याल,
5: मंगिर 4 गते बिहान 7 बजेदेखि 5 बजेसम्म तोकिएका केन्द्रमा गएर मतदाताले मत हाल्दछन् र त्यसलाई चाहिँ अब जनप्रतिनिधिले अन्तिममा चाहिँ त्यो मत हाल्ने समय सकिएपछि अब समय सकियो भनेर अनि चाहिँ सिलबन्दी गरेर त्यो सुरक्षित साथ निर्वाचन अधिकृत कार्यालयमा ल्याएर ती मतपेटिकाहरू बुझाइन्छ र सबै अब त्यो निर्वाचन क्षेत्र कन्स्टिट्युएन्सी जति छ त्यो भित्रका सबै मतदान केन्द्रका मतपेटिकाहरू आएपछि कति बेला कुन समयमा चाहिँ मतगणना सुरु गर्ने भनेर छलफल गरेर नोटिस गरिन्छ र त्यही तोकिएको मिति र समयमा गणना प्रारम्भ हुन्छ, जसमा सदर बदर छुट्याएर उम्मेद्वारको चिन्ह अनुसार चाहिँ कुन कुन उम्मेद्वारले कति मत प्राप्त गरे भनेर टुङ्गो लगाउने, त्यसको अभिलेखीकरण गर्ने, त्यसलाई प्रमाणीकरण गर्ने, परिणाम निकाल्ने, को विजयी भयो भनेर परिणाम निकाल्ने प्रक्रिया नै त्यो त मतगणना प्रक्रिया हो।
0: नेपालमा विगतमा भएका चुनाव हेर्ने हो भने पनि मतगणना प्रक्रिया झन्झटिलो र ढिलो भएको पाइन्छ, जसले गर्दा परिणाम सार्वजनिक हुन लामो समय कुर्नुपर्छ। मतगणना गर्न बढी समय लाग्नुको कारण बताउँदै हुनुहुन्छ निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्याल।
5: अरूमा त त्यस्तो ढिलो होइन, स्थानीय तह निर्वाचनमा किन ढिला भयो भन्दा एउटा ठुलो पानामा 6 मतपत्र 7 प्रतिनिधिलाई एकैपटक मत हाल्नु परेको थियो, त्यस हुनाले अरू बेला एउटा मतगणना गर्न लाग्नुभन्दा त्यहाँ चाहिँ 6 गुणा 7 गुणा बढी समय लाग्थ्यो। त्यसले गर्दाखेरिमा 6-7 रिजल्ट चाहिँ निकाल्दाखेरिमा चाहिँ सबैले हेर्दाखेरिमा त्यो ढिलो भएको जस्तो हो। अब कुनै पदमा सदर पदमा अल्मलियो अलिकति प्राविधिक कारणले गर्दा त्यो अलिकति ढिला भएको हो। अब हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा त्यति ढिलो हुँदैन।
0: निर्वाचनको बेला सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न चुनौतीपूर्ण हुने गरेको छ। निर्वाचनको बेला ठाउँ ठाउँमा झडप हुने, मतपेटिका लुकाउने वा बोकेर भाग्ने, मतपत्र च्यात्ने लगायतका क्रियाकलाप हुने गर्छन्। मंगिर 4 गते हुने निर्वाचन लक्षित गरेर नेत्र विक्रमचन्द विप्लव नेतृत्वको नेकपा र केही वाम दलले चुनाव बहिष्कार गर्ने घोषणा पनि गरेका छन्। यसले गर्दा यसपटकको निर्वाचनमा पनि सुरक्षा व्यवस्था चुनौतीपूर्ण हुन सक्ने देखिएको छ। गत वैशाख 30 गते भएको स्थानीय तह चुनावमा पनि सुरक्षा व्यवस्थालाई चुनौती दिने खालका विभिन्न घटना भएका थिए। आसन्न मंगिर 4 गते हुने निर्वाचनका लागि सुरक्षा व्यवस्था तयारी कसरी गरिएको छ? गृह मन्त्रालयका प्रवक्ता फडिन्द्र मणि पोखरेल,
6: 3 घेरा सुरक्षा घेरा रहेको हुन्छ। मतदान केन्द्रमा नेपाल प्रहरी र म्याजी प्रहरी हुन्छ र बाहिरी घेरामा चाहिँ सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिइरहेको हुन्छ। अब मतदान केन्द्रमै चाहिँ ढुक्कसँग सशस्त्र प्रहरी सेना हुँदैन, तर उनीहरूले बाहिर घेरा चाहिँ मोबिलिटी दिइरहेको हुन्छ। त्यस कारणले गर्दाखेरि कसैलाई कुनै किसिमको अप्ठ्यारो परो, मतदान कार्यमा जान रोकावट हो, कसैले जानु दिएन, कसैले प्रेसर गर भने सबैले स्थानीय प्रहरीको टेलिफोन नम्बर 100 र जिल्ला प्रहरी प्रमुखको 4/5 र सिडिओको 4/7 नम्बरमा फोन गरेर सहयोग लिन सक्नुहुनेछ।
0: 77 जिल्लाका 22,227 मतदान केन्द्र मध्ये 3,065 मतदान केन्द्रलाई प्रहरीले अति संवेदनशील र 4,478 मतदान केन्द्रलाई संवेदनशील भनी पहिचान गरेको छ। बाँकी रहेका अन्य सबै मतदान केन्द्र प्रहरीको सामान्य सूचीमा छन्। 7 प्रदेशमा 1,86,693 जना सुरक्षाकर्मी परिचालनको तयारी रहेको प्रहरीले जनाएको छ। प्रहरी प्रधान एका प्रहरी प्रवक्ता टेक प्रसाद राई,
7: निर्वाचन कार्यलाई जिल्ला प्रहरीहरू परिचालन भइसकेको नै छन्। म्याजी प्रहरीहरू पनि हामीले भर्ना गरेर 1,15,000 मुलुकभर चाहिँ परिचालन हुँदैछ भने अब केही जिल्लाहरूमा हाम्रो प्रहरीहरू चाहिँ अपुग भएको हिसाबले हामीले केन्द्रबाट कार्यालयमा अति आवश्यक काम गर्ने बाहेक अन्य प्रहरी कर्मचारीहरूलाई हिजोदेखि हामीले चाहिँ थप मद्दतको लागि प्रदेश प्रदेशको जिल्ला जिल्लाहरूमा खटाइरहेका छौँ।
0: विभिन्न राजनीतिक दलबाट उठ्ने उम्मेद्वार त छँदैछन्। मंगसिर 4 निर्वाचनमा स्वतन्त्र उम्मेद्वारहरू पनि उल्लेख्य संख्यामा छन्। मंगसिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा देशभरबाट 867 जना स्वतन्त्र उम्मेद्वार चुनावी मैदानमा छन्। नेपालको चुनावी इतिहास हेर्दा शुरूवातीदेखि नै स्वतन्त्र उम्मेद्वारी परेको पाइन्छ। 2004 सालमा भएको नगरपालिका चुनावमा उठ्ने सबै 21 जना उम्मेद्वार स्वतन्त्र हैसियतमा थिए। 2015 सालमा भएको निर्वाचनमा मात्र दलबाट उम्मेद्वार बनेको पाइन्छ। त्यो बेला 109 सीटका लागि भएको चुनावमा 268 जना स्वतन्त्र उम्मेद्वार थिए। ती मध्ये 4 जना निर्वाचित भएका थिए। 2048 सालमा भएको निर्वाचनमा 19 जना स्वतन्त्र उम्मेद्वार चुनाव लड्दा 3 जना निर्वाचित भए। 2051 सालमा 385 जना स्वतन्त्र उम्मेद्वार मध्ये 7 जना निर्वाचित भए भने 2056 सालको निर्वाचनमा 633 जना स्वतन्त्र उम्मेद्वार थिए, तर कसैले पनि जितेनन्। 2064 सालको संविधान सभा चुनावमा 816 जनाले स्वतन्त्र रूपमा उम्मेद्वारी दिएका थिए। ती मध्ये 2 जना निर्वाचित भए। 2065 सालमा 6 सीटका लागि भएको उपनिर्वाचनमा 16 जना स्वतन्त्र उम्मेद्वार थिए, तर कसैले जितेनन्। 2070 सालमा भएको दोस्रो संविधान सभा चुनावमा 1,144 जना स्वतन्त्र उम्मेद्वार मध्ये 2 जना मात्र निर्वाचित भए। 2074 सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा 442 जनाले स्वतन्त्र उम्मेद्वारी दिँदा हुम्लाका छक्क बहादुर लामा मात्र निर्वाचित भए। यसरी नेपालमा भएका निर्वाचनको इतिहास हेर्ने हो भने स्वतन्त्र उम्मेद्वारको संख्या बढ्दै गएको पाइन्छ। जनताबाट प्रत्यक्ष चुनाव लडेर सांसद बनेका स्वतन्त्र सांसदहरूको भूमिका संसदमा कस्तो हुन्छ? कानूनविद चन्द्रकान्त ग्यावाली,
8: संसदभित्र चाहिँ जति पनि स्वतन्त्र सांसदहरू हुन्छन् होइन, दलको हित लाग्दैन, स्वतन्त्र तरिकाले आफ्नो विचार व्यक्त गर्न सक्नुहुन्छ अनि मतदान गर्न सक्नुहुन्छ, मत दिन सक्नुहुन्छ। यति मात्र हो कि स्वतन्त्र उम्मेद्वार चाहिँ बहुमतको सरकारको प्रधानमन्त्री हुन सकेन होइन, अपोजिसन पनि हुन सकेन, त्यस पछाडि माइनोरिटी पनि हुन सकेन। केवल चौथो प्रधानमन्त्रीको हकमा चाहिँ अरू दलहरूको सपोर्ट जनायो भने या समर्थन जनायो भने त्यो प्रधानमन्त्री बन्न सक्नलाई उनीहरू चाहिँ ठाउँ रहन्छन्। र जनताबाट जसरी जितेर आयो के एजेन्डाहरू जनताका लिएर आएका थियो, जनताको म्यान्डेट कस्तो, म्यान्डेटलाई उहाँहरूले पुलस्त तरिकाले राख्न सक्नुहुन्छ।
0: हवस् त, नेपाल चौतारीको अर्को अङ्कमा निर्वाचनसँग सम्बन्धित अर्को महत्वपूर्ण विषयका साथ मंगलबार आउने नै छौ। तबसम्मका लागि हामी सबै बिदा हुन्छौ। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 79
2: कसले गरे अस्तो
3: के भयो डाक्टर सर
2: यस्तो मूर्खाइ पनि गर्ने हो
4: रमा तिमी भन न के हो खास कुरो
3: कसरी भन्नु मैले तिमीले नै भन
2: अब उसले उसलाई देखाएर नबस्नुहोस् यत्रो ठुलो गल्ती कसरी गर्नुभयो
4: कसले गरेको भन्दा पनि गल्ती त भयो होला डाक्टर साहब अब के गर्ने त्यो भन्नु भए हुन्थ्यो बरु
2: यस्तो मूर्ख तरिका सिकाउने मान्छे को हो भनेर चिनौ भनेर हो बच्चाको आँखामा समस्या भएपछि स्वास्थ्य चौकी ल्याउने कि आँखामा दुध हाल्ने
4: हामीलाई थाहा नभएको कुरा पर्यो डाक्टर साहब त्यसमाथि म त घरमै थिइनँ रमा तिमी भन न के हो खास कुरो
3: अब घरका ठुला बुढाले जे सिकाए त्यही गरियो डाक्टर साहब छोरीको आँखा यस्तो होला भन्ने अनुमानै भएन
2: अनुमान भएन भनेर हुन्छ अलिकति त विचार गर्नुपर्छ नि तपाईँले पनि कहिलेबाट यस्तो भयो नानीको आँखामा
4: अब दुध हालेकै रातबाट आँखा त झन्झन झन्झन रातो भयो
3: पर्सिपल्टोबाट त आँखाबाट पिप जस्तो पहेँलो कचेरा बगेको बगे गर्न थाल्यो त्यसपछि त झन हेर्नै बन्द भयो
2: देख्नु पनि सोचै विचार नगरिकन संक्रमण भएको आँखामा दुध हाल्दा के भयो भनेर अहिले बच्चाको आँखा कुन अवस्थामा छ थाहा छ तपाईँलाई
3: अब के गर्ने त डाक्टर साहब
2: अहिले मैले आँखा सफा गरेर मलम लगाइदिएको छु तर बुझ्नुहोस् यसको उपचार यहाँ अहिले सम्भव छैन
4: ओहो हो र अब कहाँ लैजाने त डाक्टर साहब
2: विलासनगरतिर लैजानुहोस् त्यहाँ सुविधा सम्पन्न अस्पतालहरू छन् तर आँखाकै अस्पतालमा लानु होला
3: हुन्छ डाक्टर साहब
2: जति सक्दो छिटो लैजानुहोस् मलाई अचम्म लागेको कुरा के भने नि तपाईँहरू कस्तो खालको आमा बुवा हो
4: किन र डाक्टर साहब
2: मैले तपाईँहरूलाई नानी 6 महिना हुँदाखेरि नै नानीको आँखामा समस्या छ जन्मिँदै कुपोषित छ राम्रो ठाउँमा लगेर उपचार गर्नुहोस् भनेर मैले तपाईँलाई भनेको हो कि होइन
4: त्यो त
2: अनि त्यसपछि कतै लैजानुभयो
4: यो बिचमा त्यस्तो खास समस्या पनि भएको थिएन अलिअलि समस्या हुँदा धामी झाँक्रीतिर गइयो र निको पनि भएको थियो पछि त टक्क लाएर यस्तो पो भयो हेर न
2: एकैचोटि भएकै होइन नानीको आँखामा सुरुमै समस्या थियो तन्न भुँडी भर्ने गरी मात्रै खाएर पोषण पुग्दैन नानीलाई भिटामिन ए को कमी थियो बुझ्नुभयो
3: हजुर डाक्टर साहब
2: तपाईँको अर्को गल्ती भनेको आँखा जस्तो संवेदनशील अङ्गमा समस्या हुँदाहुँदै तपाईँ उपचार गर्न छोडेर तपाईँ धामी झाँक्रीमा कुद्नुभयो
4: अब घरमा सबैभन्दा जेठो बाटो आमा हुनुहुन्छ टक्क लाएर आमाले नै देउता बिग्रेपछि यस्तो हुन्छ भन्नुभयो अनि
2: के हो देउता बिग्रिने भनेको बच्चाको आँखामा समस्या छ तँ नदेखेर तपाईँ देउता बिग्रेको देख्नुभयो कहाँ छ देउता देख्नु भएको छ
3: मैले त नलगौँ भनेको हो डाक्टर साहब तर आमाले
2: सबैभन्दा ठुलो गल्ती भनेको बच्चाको आँखामा दुध हाल्नु नै हो यही दुध हालेर चाहिँ आँखामा संक्रमण भएको हो बुझ्नुभयो
3: भनेपछि आँखामा दुध हाल्नै नहुने रहेछ है डाक्टर साहब
2: आँखामा दुध मात्रै होइन हाम्रो गाउँघरमा कानमा तेल पनि हाल्छन् जुन कुरोलाई हाम्रो औषधि विज्ञानले प्रमाणित गरेको छैन ती कुराहरू केही पनि गर्नु हुँदैन
4: त्यही त अब कति कुराहरू त पहिलेदेखि गरिआएको भनेर पनि गर्ने चलन छ
2: राम्रो कुरा त गर्न मिल्यो तर गलत कुराहरू पहिलादेखि नै गर्दै आएको छ भनेर गर्न मिल्यो त
4: हस् डाक्टर साहब अहिले हामी जाँदा हुन्छ
2: तर कुरा त्यही हो छोरीको आँखामा ठुलो समस्या आइसकेछ यसलाई हेल्थ चेकलाई गर्नुभयो भने योभन्दा पनि ठुलो समस्या हुनसक्छ आँखा ड्यामेज हुनसक्छ समयमै ध्यान दिनुहोस्
5: कुनाको फोन निकाल्दो गरी ल कुचेला
3: खै यहाँले
5: कस्तो खोलेछ छ यो कुसुमलाई कति सफा चाहिने होला मेरो लागि त यो फोनै होइन म त हप्ता हप्तामा कुना काप्चामा सबै सफा गर्थेँ अहिले चाहिँ हो क्या अलि बढी ग्याप भएको ऊ त कुनामा हेर त त्यहाँ पनि छ
3: हे भयो अब धेरै सफा पनि गर्नु हुँदैन कि
5: खै छोड्छु म निस्किन्छु म खा ढकेल्छु अलि उठ्छ फेर लाग्छ तँलाई कुसुम ऊ त्यो के हो
3: कुन
5: ऊ त्यो के झुन्डाइको तेरो टाउको माथि
3: ए हो
5: यसलाई विन्ड चाइम्स भन्दो रहेछ
3: हाँ के हो यो
5: ए घन्टी हो क्या हावा लागेपछि आफै बजाउँछ हेर त कस्तो राम्रो आवाज आउँछ
3: अँ है तर कहाँबाट ल्याएँ कि
5: हरिशले किनिदिएको विलासनगरमा मेरो ब्यागमै थियो अनि यस्तो राम्रो चिज के फाल्नु भनेर झुन्ड्याएको
3: ए अनि हरिश कहाँ गएको रहेछ के थाहा भयो त कसो
5: है थाहा छैन मलाई
3: तिमीहरू दुवैजना एकै दिन गाउँ फर्केको होइन र
5: होइन
3: लौ हो र
5: अनि मैले त दुवैजना सँगै फर्किएको भन्ने सुनेको थिएँ त।
6: होइन, को आउँछ त्योसँग? म एक्लै आइदिएको, त्यो चाहिँ अर्को दिन आइपुगेको रे भनेर भन्दै हुनुहुन्थ्यो इन्दु भाउजू।
5: एउटा कुरा सोध्छ है कुसुम।
6: के
5: त किन फर्केर आइस?
6: पस्न मन लागेर।
5: नजिस्किन भन्न।
6: होस् गरी यो कुरै नगरौँ।
5: खुलोको भन्न, अहिले फेरि पिँढी खाली छ, अहिले फ्लाइङ केक खान्छस् नि।
6: सबै कुरा आफूले सोचेको जस्तो हुँदैन रहेछ गौरी।
5: किन, के भएन र तैँले सोचेको जस्तो?
6: हरिस त कस्तो अर्कै रहेछ नि।
5: कस्तो अर्कै भन्नाले?
6: अर्कै के, मैले सोचेको भन्दा अर्कै के। यहाँ हुँदा मलाई कस्तो माया गरेको जस्तो लाग्थ्यो है, मलाई मेरो कस्तो केयर गर्थ्यो, मेरो सानो सानो कुराहरू पनि कस्तो याद हुन्थ्यो नि त्यसलाई, होइन?
5: अनि
6: उता गएपछि पनि तिन चार दिन त्यस्तै भयो। त्यसपछि त
5: त्यसपछि के
6: होस्, छोड्दै बितिसकेको कुरा कोट्याएर के गर्नु?
5: भन्नु कस्तो छ भन।
6: त्यस्तै अब सानो सानो कुरामा रिसाएको रिसाइ गर्ने के। अनि सुरु सुरुमा त मैले धेरै पैसा खर्च नगर भन्दाखेरि है, यहाँ केही हुन्न भन्दै आफै पैसा खर्च गर्थ्यो। पछि पैसा सकेपछि त मैले गर्दा अरे
5: लो
6: के कुरा गरेर साध्यै छैन यार। सुरु सुरुमा त राम्रोसँग बोल्ने गफ गर्ने गर्थ्यो है, पछि पछि त सानो सानो न्यु पारेर झगडा गरिरहने, अनि त्यति मात्र हो, त्यो कहिलेकाहीँ सामानहरू भत्ताभुङ्ग पारिदिने, फुटाउने, म त कस्तो डर लाग्थ्यो यार।
5: ए
6: थाहा छ, एक दिन मलाई झन्डै पिटेन नि त्यसले। त्यो दिन त हेर, म त रातभरि रोएर बसेँ। हरिसँग गएर मैले कत्रो ठुलो गल्ती गरेछु जस्तो फिल भयो क्या मलाई। अनि बिहान उठेर आफ्नो सामान प्याक गरेँ, अनि त्यो त मस्तले सुतिरहेको थियो। मैले केही भन्दा पनि भनिनँ, अनि म त हिँडिदिएको।
5: कहिलेकाहीँ भेट्दा र सधैँ बस्दा मान्छे कस्तो फरक हुने है?
6: भने
5: अनि अहिले हरिस कहाँ गएको रहेछ? त्यसको फोन पनि अफ छ भन्दै थियो अझै।
6: झासो कि झासो, मलाई के मतलब? त्यो को हो र मेरो?
5: तेरो हुनेवाला बुढा हो नि। गाउँकाले तिमीहरूको बिहे गरिदिने भनेर हरिसलाई धुई धुई चाहिँ खोज्दैछन्। अब त के गर्छस् कुसुम?
7: हजुर हजुर, एकछिन है। ए खुसबु पो, आउनु बस।
8: के हो, तिमी त बोलाएको पनि सुन्दै सुन्दैनौ त।
7: के यो ढोकामा ह्याङ्गर ठोक्दै थियो, त्यही भएर थाहै पाइन। जति ठोक्यो त्यति बाङ्गो हुन्छ भने।
8: योभन्दा पेज कसले टाइट गर न।
7: पेज कसले होला र?
8: यो किल्ला नै पेज किल्ला हो। खोइ पेज कस ल्याऊ त।
7: पेज कस पनि यही छ नि। खै म कस्छु, तिमी बस न।
8: बिस्तारै गर, नत्र बाङ्गियो भने फेरि भित्रै जाँदैन।
7: मजाले जाँदो रहेछ त।
8: आइडिया लगाउनु पर्छ नि। अनि फेसन त बबाल बनाएको छौ त।
7: कस्तो बबाल देख्यो र?
8: पुरै नाङ्गा बाबा जस्तो, माथि गन्जी लगाएको, तल फेरि लुङ्गी बाँधेको, अझ हल्का दाढी पनि हुनुपर्ने।
7: अब दाढी पनि पाल्नु पर्ला बिस्तारै। यता हेर त, भयो हेर त।
8: भयो भयो, तर तिमीले त यो लुगा राख्ने ढोका पछाडि भन्दा भित्तामा ठोका भए राम्रो हुन्थ्यो नि।
7: भित्तामा ठोक्दा घरबिडी बुढाले किन ठोक्या भनेर कराउँछन्, त्यही भएर पनि ढोकामा ठोकेको। ढोकामा भयो भने झट्टै देख्दैन देखिँदैन नि त।
8: त्यो त हो।
7: चिया खाने हो, बनाऊ।
8: पर्दैन, बरु पानी देऊ त, पानी खान्छौ। अनि के हो, अझ त तिमी मेरो फोन पनि उठाउँदैनौ त।
7: फोन गरेको थियौ र?
8: कति गरेको छु हेर न, न फोन उठाउने, न कल ब्याक गर्ने। तिमी त पुरै बिन्दास भएर पो बसेका छौ त।
7: बिन्दासै त होइन, फोन साइलेन्समा राखेको थिएँ त्यही भएर होला।
8: त्यही त, मैले फोन गरे बेला जहिले तिम्रो मोबाइल कि त साइलेन्समा हुन्छ कि त चार्जमा हुन्छ।
7: सरी है, यस्तै भए हुन्छ। केही काम भएर गरेको थियो कि?
8: त्यस्तो काम त केही थिएन, सानिमाको बाटो फर्किँदा पस्नु पर्ला भनेर फोन गरेको, जाँदादेखि फोन गरेको, आउँदासम्म पनि फोन गर्दा उठाउँदैन।
7: ए अनि किन गएको त सानिमाकोमा?
8: यस्तै सामान पुऱ्याइदिनु थियो र। अनि तिम्रो घरबेटी बुढालाई त देख्दिन त आज?
7: बुढा आज ससुराली गएको छन्, रोपाईको काम छ भन्दै थिए, त्यही भएर गएको होलान्। किन र?
8: होइन, अस्ति रिसाको झोकमा अलि बढी नै भनेको जस्तो लागेको थियो, त्यही भएर सरी भन्न पर्ला भनेर।
7: त्यो त राम्रै हो, म त फेरि झगडा गर्न सोच्यो कि भनेर डर लागिरहे नि।
8: हुन त तिम्रो बानी पनि त्यस्तै छ, घरबेटी भाइलाई के गाली गर्नु?
7: के बानी त्यस्तै भयो र?
8: राम्रो बानी भए यस्तै हुन्थ्यो र?
7: यस्तै भन्नाले मैले अलिक कुरा बुझेन नि बुझ्भयो?
8: यस्तै भन्नाले यस्तै यही लुङ्गी बेरेर बस्ने अवस्था भन्यो नि, खनाउन सजिलो हुन्छ भनेर होला होइन लुङ्गी बेरेको?
7: त्यस्तो के होइन, मलाई यसो लाउन मन लागेर मात्रै
8: होला होला। अनि एचआइभीको रिपोर्ट ल्यायो त?
7: एचआइभीको रे?
8: किन, केही थाहा छैन भन्ने मानेछौ? सबै थाहा छ मलाई।
7: कसले भन्यो? त्यो किसानले भन्यो होला होइन? लै त म
8: अरूले नि भनिहाल्छ नि, तिमीले पो भन्दैनौ यस्तो भारे छ, एकपटक हस्पिटलको रिपोर्ट यस्तो आएको छ भनेर पनि भनेनौ है?
7: मैले तिमीलाई भेटेरै भनौँला भन् थाने थिएँ, ठ्याक्कै तिमी आइहाल्यो।
8: अँ ठिक्क पार्न त खुब जानेछौ। अनि त एचआइभीको रिपोर्ट के आयो त?
7: नेगेटिभ नै छ।
8: अनि यो चिलाउनेको मेडिसिन त रेगुलरली खाइरहेछौ होइन?
7: अँ, अब पाँच दिनपछि फेरि फलोअपमा बोलाएको छ, घाउ पनि निको भइरहेछ।
8: अनि किन कोठाबाट बाहिरै निस्किँदैनौ त? न कलेज जान्छौ न गेममा जान्छौ, यसरी त खै?
7: रुमबाट बाहिर निस्किँदा बित्तिकै केटाहरूले चाहिने नचाहिने कुरा गरेर पारा देखाउँछन् जस्तो लाग्छ।
8: तिमी आफैले भन त आयुष, केटाहरूले पारा देखाउँछन् कुरा काट्छन् भनेर अब आफ्नो पढाइ छाड्ने गेम खेल्नै नजाने गरेर आफ्नो करियर नै बिगार्छौ त तिमी?
0: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
9: गत हप्ता सोधेको प्रश्न थियो, कुनै घटनाका बारेमा प्रहरीलाई जानकारी गराउनु परेमा कति नम्बरमा फोन गर्नुपर्छ? यसको सही उत्तर हो 100। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत सिन्धुलीबाट आदित्य आचार्य, बाँकेबाट आकांक्षा रोकाया, मकवानपुरबाट रामबहादुर भोलन र ओखलडुङ्गाबाट लामछोकी शेर्पा विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब पालो भएको छ सुपर विजेता घोषणा गर्ने। अङ्क 47 देखि 71 सम्मका साप्ताहिक विजेता मध्येबाट गोला प्रथा मार्फत झापाका ठाकुर सिंह गुरुङ सुपर विजेता बन्नुभएको छ। तपाईँलाई धेरै धेरै बधाई ठाकुरजी, तपाईँले स्मार्टफोन जित्नु भएको छ। पुरस्कारका लागि हामी तपाईँलाई छिट्टै सम्पर्क गर्नेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, एउटा वडामा कतिजना जनप्रतिनिधि निर्वाचित हुन्छन्? प्रश्न फेरि एकपटक, एउटा वडामा कतिजना जनप्रतिनिधि निर्वाचित हुन्छन्?
10: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हौस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 54
2: सम्हालिन खोज्छु म छाडा हुन खोज्छु
3: कुसुम
2: कुसुम
3: के बेलानको बेला मुख छोपेर सुते कि
4: खुरुक्क
3: उठ त
4: एकछिन पनि सुत्न नदिनु भने
3: सुत्ने पनि समय हुन्छ नि बेलानको बेला सुत्छ कोही घामले घरको दुरी चढ्न लागिसक्यो होइन अल्छिन कस्तो हुनु
4: टाउको दुखिहाल्छ क्या आमा
3: नचाहिने काम गर्दै हिँडेपछि टाउको त दुखिहाल्छ नि
4: ल मैले के नचाहिने काम गरेछु र
3: गाउँलेका अघि मुख देखाउन नहुने बनाइहालिस् अझ मैले के गरेको छु रे
4: ए आमा नकराउनु न आफूलाई कस्तो उल्टी होला जस्तो भइरहेछ एकछिन सुत्छु नि
3: होइन आजभोलि के भएको छ तँलाई बेलानको बेला सुतिरहेछस् राम्रोसँग खाँदा नै खान्नस् हुँदाहुँदा उल्टी आउन लाग्यो भन्छस् कतै गुणदेवी दिदीले भनेको कुरा हो कि क्या हो
4: छ्यामा फेरि सुरु हुनुभयो मैले तपाईँलाई कति भनिसकेँ ठुली आमाले हुँदै नभएको कुरा बढाइ चढाइ गरेर भन्नुभएको हो भनेर
3: नचाहिने कुरा नगर है कुसुम हुँदै नभएको कुरा किन भन्नुहुन्छ र गुणदेवी दिदीले फेरि तेरो चालामाला निको नै
4: तपाईँलाई मेरो विश्वास लाग्दैन भने किन सोधिराख्नुहुन्छ त ठुली आमालाई नै गएर सोध्नु न त
3: ठुलो स्वर नगर है कुसुम समाजको अगाडि मुख देखाउन नसक्ने बनाउँदा पनि अझै साना हुन्छ त
5: आमा तपाईँ माथि हो
3: हो किन
5: आमा ल पैसा राख्नु त 15,000 छ यहाँ
3: हर्के बाली दिएका होला नि होइन
5: अनि किन ठुस्स परेर बसेकी कान्छी
3: आफै गल्ती गर्ने आफै ठुस्किने कान्छी छोरी भनेर जे जे भन्यो त्यही त्यही गरेर राखेपछि टाउका टेक्ने त भइहाल्यो नि
5: जे कुरामा पनि त्यत्तिकै कराउनुहुन्छ तपाईँ पनि
3: कराउनु पर्ने काम गरेपछि कराउँछन् त खुरुक्क न भन् त कुसुम त्यो हरिश भन्ने किन आएको थियो
4: कतिचोटि भन्नु के म इन्दु बाउजूको मितिनीको भाइ बाउजूलाई भेट्न आएको थियो नभए त्यहाँ सोध्नु न इन्दु बाउजूलाई
5: आमा फेरि त्यही कुरा
3: त नकरा है सौगात मलाई कुरा गर्न दे अनि कुसुम घरमा कोही नभएको बेला किन बसे कि त त्योसँग
5: के सोध्नुहुन्छ आमा पनि
4: इन्दु बाउजूले बोलाउनु भएको थियो कि त्यही भएर गएको थिएँ चिनेको साथी भेट्दा कुरा पनि गर्न नहुने हो र ठुली आमा आएर त्यतिकै जे पाए त्यो आफै सोच्नु भएको
3: सोच्ने ठाउँ दिएपछि सोच्दैन नि त
5: सही गलत केही नबुझी यत्तिकै अर्काको बारेमा नराम्रो सोच्न पाइयो र आमा
3: तैँले धेरै फुर्काएर यस्ती भाकी हो यो छोरी मान्छेको इज्जत भनेको माटोको घैँटो जस्तो हुन्छ बुझिस् जोगाएर राख्नुपर्छ फुटेपछि जोडिँदैन फेरि
4: आमा
5: इज्जत त सबैको लागि एउटै हो नि छोरी मान्छेको चाहिँ माटोको घैँटो जस्तो अनि छोरा मान्छेको चाहिँ फलामको जस्तो हुने हो र
4: हेर्नु न दाइ आमा मलाई विश्वास नै गर्नुहुन्न भने कतिपटक भनिसकेँ मैले केही गल्ती गरेको छैन भनेर गाउँलेको विश्वास गर्ने अनि आफ्नै छोरीको विश्वास नगर्ने हुन्छ त
5: कान्छीले गलत गरेको छैन भनेको भनै छ त पत्याउनु न अब त्यही कुरा गरेर के हुन्छ भन्नु
3: त दुधको साक्षी बिरालो नबन सौगात एउटा केटा र केटी ढोका थुनेर बसेपछि त्यहाँ गलत भएन भनेर कसरी पत्याउने
5: यामा केटा र केटी साथी मात्र हुन सक्दैनन् र साथीसँग सँगै बसेर पढिन्छ गफ पनि गरिन्छ
3: केटा र केटी खुल्ला ठाउँमा बसेर गफ गर्दा त कुरा काट्ने समाजमा अझ कोठामा बसेर
5: हेर्नु आमा समाजले के भन्छ भन्ने कुराको मलाई मतलब छैन मेरो लागि समाजभन्दा ठुलो मेरो बहिनी हो समाजले देखेको आधा कुरा भन्दा मलाई कुसुमले बताएको पूरा कुरामाथि विश्वास छ
6: के आयुष त हेरेको हेरै भइस् त या
7: विवेक दाई मलाई त अचम्म लागिरहेछ यो सपना हो कि बिपना जस्तो
6: बिपना बिपना डान्सर भने यही हो केटो मोज गर
7: के मोज गर्ने भन्नुहुन्छ जाउँ यार म त सक्दिनँ यहाँ बस्न
6: बस्न मलाई किन जानु पऱ्यो तँलाई अहिले डिम्पललाई भेट्ने भने होइन
7: कति बेर बस्नु त यहाँ मैयाहरू आउँदै गाला समाउँदै गर्दै जान्छन् यार
6: अनि तँ पनि समान के चुपचाप बसिरह
7: के समाउनु दाई एउटै आएर मलाई पनि जुस खुवाउनु भन्दै थिए मेरो क्यान जुसै लगेर गएछ
6: उनीहरूलाई पनि हल्का खुवाउनु पर्छ क्या अघि नै भने होइन मैले अझ ऊ त्यहाँ बस्या भए त झन् छोड्दै छोड्दैन थिए हामी यता पछाडि बस्या भयो त्यस्तो छैन
7: यस्तो रमाइलो हुने रहेछ र पो मान्छे डान्स बार भन्दै आउँदै गर्ने रहेछ नि त
6: एक बारको जुनीमा मिलाएर रमाइलो चाहिँ गरिराख्नुपर्छ क्या आयुष बाउ आज तैँले के अरू खान्नस् कि जुसै मात्र खाने
7: अरू पनि खाने र
6: किन सोल्टिनाहरूको नसा लागिसक्यो क्या हो तँलाई
7: त्यस्तो त होइन हल्का लिने भए मगाउनु न
6: पखै त एक्सक्युज मी दुई प्याक ल
7: अनि हामीले भने पनि यस्तै आइटम हो कि अलिक फरक छ त विवेक दाई
6: को त्यो डिम्पल त्यो त कहाँ यस्तो होली क्या स्मार्ट छ, यस्तोमा त आउनै मान्दिनँ। आज पनि कति रिक्वेस्ट गरेर बल्ल बल्ल एकछिनको लागि आउँछु भने
7: कहिले आउँछ त?
6: तँलाई आउन पाएको छैन, भेट्नकै हतार छ भने नाति न बस एकछिन आइहाल्छ नि। खै त्यो गिलास ल्या त। के हो केटो आज त पिट गइरहेछ त?
7: पानी हाले होइन र? त्यही त कस्तो घाँटी नै आगो बल्ल जस्तो भयो दाइ।
6: के हो आज त तेरो होसै ठाउँमा छैन जस्तो छ त केटा।
8: हाई गाइज।
6: हाई, के छ?
8: आइएम गुड। भर्खरै बस्दै हो कि क्या हो?
6: बस न, हल्का लिन्छौ?
8: सरी आज लिदिनँ है, बाहिर साथी आउँदैछ। अनि आयुष हो?
6: फोनमा भनेको थियो नि।
8: ओ आई सी, बट कस्तो इनोसेन्ट लुक्स है।
6: यो देख्नमा मात्र इनोसेन्ट हो
8: आयुष, त्यस्तो हो।
7: यो विवेक दाई पनि जे पनि भन्नुहुन्छ।
8: कस्तो लजाएको तिमी त, अब केटाहरू यसरी लजाउन थाले भने केटीहरूको के काम?
7: छैन खासै लजाएको।
8: अनि बोल्नुहोस् न, कता कता देखा जस्तो फेस के तपाईँको, हामी कहीँ भेटा थियो र?
7: होइन होला, मेरो अलि क्याजुअल फेस भएर होला, प्रायले यस्तै भन्छन्।
8: वान मिनट है, मेरो एउटा इमर्जेन्सी फोन आयो, एकछिन गफ गर्दै गर्नु न ल तपाईँहरू।
6: ए हस् हस्।
8: हेलो, अँ भन त।
6: के हो केटा, फर्स्ट लुक्समै कुरा मिला जस्तो छ त, कहीँ भेटेको छ कि भनेर पो सोध्छ त, कि पहिल्यै भेटिसकिस्? तँ त फेरि साह्रै घुसघुसे छ।
7: कहाँबाट भेट्नु, भर्खरै त देख्दैछु। खै यो गिलासमा हल्का थपिदिनु त, कस्तो कस्तो भयो या, हल्का लगाइहालौ।
6: आज त जोस निकालिरहेछस् त, कि जाने मुड बनाइरहेछस्?
7: ए दाई पनि जे पाए त नभन्न, आफूलाई यहाँ कस्तो नर्भस फिल भइरहेछ।
6: के हो केटी त ठिक छ नि होइन?
7: केटी एक्टिभ रहेछ।
8: सरी है, घरबाट फोन आएर। अनि के कुरा हुँदै थियो यहाँ?
6: तिम्रो बारेमा कुरा हुँदै थियो।
8: हो है, के कुरा हुँदै थियो त्यस्तो? एकैछिन ल, लाए आए हुन्छ आए भनेको। बाहिर एकजना साथीलाई बोलाएको थिएँ, बाहिर कुरिरहेको रहेछ मलाई, अनि फोन गरेको गरे थियो।
6: ए
8: आज त मेरो काम परेर निस्किनु पर्ने भयो नि आयुष, बरु मिलाएर कुनै दिन स्पेसल तरिकाले भेटौँला नि हुन्न।
6: ओहो पिरो, पानी पानी पानी पानी पानी पानी दिनु न।
9: के भन्ने, भाग बस्ने बेला पानी सार्नु पर्छ नि, गल लाग्ला भन्ने कसैलाई यादै हुन्न, के गर्नु। ल ल ल पानी।
6: होइन यो घरकाहरूले खाना खानन् कि क्या आज?
9: रमाले छोरी सुताएर खान्छु भने सन्देश मोबाइल बोकेर कुनकुना ग्याम हो कि श्याम खेल्दै होला, अब बच्चालाई के भन्नु, अब बाउकै त मोबाइल भेटेपछि त्यही ताल हुन्छ।
6: ए आमा पनि टक्क लाएर साडी चाहिँ मन परेको पर्नु बरु भन्नु न।
9: मखमलको कालो चोलो त खासकै छ नि, त्यो निलो रङको साडीमा भने अलिअलि प्याला बुट्टा फुल भइदिया भए झन् राम्रो हुन्थ्यो। अनि रमालाई चाहिँ के किन्दिस् त?
6: त्यसलाई केही पनि चाहिँदैन अहिले, जति पनि लुगा छन्।
9: कुखुरा बेचेका सबै पैसा उडाएस कि बच्चा पनि छस्?
6: 11 कडकनाथ बेचेको 22,000 भएको थियो, किनमेल यताउता गर्दाखेरि 6,000 सकिहाल्यो, टक्क लाएर 16,000 बाँकी छ। अब त्यो पैसा पनि लिएको सापट तिर्नु छ नि।
9: होइन त्यो कुखुराबाट राम्रै फाइदा हुने रहेछ कि के हो?
6: त्यही भएर त अलिक धेरै पाल्न आँटेको नि आमै, आफू फोकटा कचकच कचकच मात्र गर्ने खाले।
9: फाइदा हुने कुरो त राम्रै हो, कमाइ राम्रो गरिस् भने सालिक चोका घर बनाउलास् के, मेरो सपना नि पुरा गरिदिलास् भन्ने लाग्छ।
6: अब 16-17 कुखुरा पालेर सालिक चोका घर त बना बनै हो, टक्क लाएर जग्गा लिजमा लिएर 6-6 150 कुखुरा बेचिरहने हो भने पो 8-10 घर बन्ला त, नत्र त उयो आमै।
9: केही काममा लागेपछि ध्यान दिएर त्यसमै लागिरहने तेरा बाको जस्तो बानी भए पो हुन्छ। के भनेदेखि त आज एउटा कुरा गर्छ, अब भोलि अर्को कुरा।
6: ए बाको त्यस्तो पो बानी थियो र?
9: तेरा बा निकै कडा मिजाजका हुनुहुन्थ्यो, झनक्क रिसाउने, रिसाएपछि आँखै नदेख्ने, हात छोड्न त 1 मिनट पनि लाउन्नथे, झ्याम्मै पिटिदिने, तर काममा भने पक्का।
10: बाको र मेरो बानी खासै मिल्दो रहेनछ ल, टक्क लाएर मलाई रमाइलो गर्न मनपर्छ, बालाई पिट्न मनपर्दो रहेछ।
9: हाँसो ठट्टा पनि गर्नुहुन्थ्यो नि गर्न त, तर अरूले ठट्टा गरेको मन नपर्ने, के भनेदेखि आफूले मात्रै गर्ने हो।
10: अँ थाहा छ मलाई, एकपटक बासँग ठट्टै ठट्टामा बा तास खेलौँ भनिदिएको, टक्क लाएर च्याप्प पाहार समातेर बुढाले त मलाई हाल्ता पुग्ने गरी हुर्याइदिनु भयो नि।
9: त्यति नगरेका भए तिमीहरू बिग्रेर काम नलाग्ने हुन्थ्यौ अहिले।
10: भनेपछि पिटेरै त लायो है हाम्रो बाले हामीलाई चाहिँ।
9: बाउ आमाको डर नभएका छोराछोरी काम लाग्दैनन्। भात अलि थपौ
10: भयो भयो।
9: तेरो छोरो पनि मोबाइल भनेपछि सब थोक बिर्सिने भएछ, कट्टुमै आची गरेको समय थाहा पाउन्न, थप्पर लाएर भए पनि त्यो बानी चाहिँ छुट्टा है त्यसको।
10: ए आमा पनि भात खाने बेला यो आची साचीको कुरा नहरू न, हेर्नु टक्क लाएर नि यो घर धेतोमा राखेर पैसा निकालौँ, कुखुरा पालौँ, पैसा कमाऊ, अनि साली चोका घर बनाउला नि। आमा
9: घर धितोमा राखेर दिन निकालेर कुखुरा पाल्दैमा कमाइ हुन्छ?
10: देख्नु भएन जम्मा 16-17 कडकनाथ पाल्दा आफूले खाएर बचेका बेच्दा समेत 22,000 फाइदा भयो त, थाहा छ त तपाईँलाई।
9: चल्ला फ्रीमा पाइया थियो र पो नाफा भयो, आफूले पैसा हालेर ल्याएको भए के पो।
10: आमा पालिकाले सस्तो रेटमा चल्ला मिलाइदिन्छौ भने छ, औषधि उपचार पनि फ्रीमा हुन्छ अरे के, सुरुमा 70-80 चल्ला मात्रै पालौ न।
9: के रे 70-80 त्यो पनि छ त, के भनेदेखि ऋण लिएर धुरीमा कुखुरा पाल्नु छ, सारा चल्ला भुसुकै भए ऋणमाथि ऋण थपिएर घरै लिलामी हुन्न।
11: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट 4 विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा 1 सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
12: गत हप्ता सोधिएको प्रश्न थियो, बच्चा जन्मेपछि कति दिनभित्र निशुल्क जन्म दर्ता गराउन सकिन्छ? यसको सही उत्तर हो 35 दिनभित्र। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत रुकुम पश्चिमबाट नवराज खड्का, दैलेखबाट गंगे अधिकारी, कास्कीबाट लक्ष्मी लम्साल र सोलुखुम्बुबाट आशा खालिङ राई विजेता बन्नुभएको छ। यहाँहरू सबैजनालाई धेरै धेरै बधाई, तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, बच्चा जन्मेपछि 15 महिनाभित्र कतिवटा खोप लगाउनु पर्छ? प्रश्न फेरि एकपटक, बच्चा जन्मेपछि 15 महिनाभित्र कतिवटा खोप लगाउनु पर्छ?
13: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 16601-34567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 98015-75008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी 1 दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 37
2: खै अलि उता सर त
3: किन
2: म पनि आगो तापौँ भनेर
3: म त छोरीलाई तेल मालिस गर्छु भन्छु कि भनेर सोचेको त
2: तेल मालिस छोरीलाई मात्र होइन सन्देश लगाएर तिमीलाई पनि गरिदिन्थे नि या नगोचट न ए हात दुखिहाल्छ
3: अँ बेकारमा अर्कासँग तातो रिस गर्दा हेर त तिम्रो हात
2: मेरो मुड्की त्यसको नाकको टुप्पोमा पर्या के हुन्थ्यो थाहा पाउँथ्यो त्यसले छलेर मात्र बच्यो
3: अनि हातै चाहिँ किन हाल्नु परेको थियो तिमीलाई
2: त्यसैको बेहोराले
3: अहिलेको केटा चाहिँ कस्तो छ नि
2: हेर्दा त सोझै देखिन्छ त्यो पनि तर अलि अल्छी अल्छी जस्तो छ
3: जस्तो साउ उस्तै स्टाफ हो कि क्या हो
2: के रे तिमीले मलाई अल्छी भनेको टक्क लगाएर
3: होइन एकदमै जागरिलो छौ नि
2: अनि
3: लौ त बरु पूर्णिमालाई तेल लगाइदेऊ म एकछिन पछाडि तासेक्छु चिसो भएको
4: होइन के कुरा गरे कि यसले के भनेदेखि अब केही नपाएर यसले तेल लगाएर बस्छ नि
2: मैले लगाइदिन हुन्न र भने आमा
4: तँ पनि जगतको जस्तो कुरा नगर है कहीँ नपाएर केटा मान्छे भएर तेल लगाएर बस्छ मान्छेले देखे पनि के भन्छ
2: जे कुरा नि के जगतले लगाएर जोड्नु भयो नि अहिले सुन्छ न नि
4: सुने के भयो त नभएको कुरा भने होइन क्या रे कपटीका सन्तानहरू
2: के भन्नु भयो नि फेरि त्यस्तो
4: जे हो त्यही भने नि अब कुन दिनदेखि म हो घर बेटी तिमीहरूले भाडा देऊ भन्न बेर लाउन्न
2: ल किन नि
4: ल्या छस् रे त टन्न ऋण
3: जगत दाईसँग पैसा सापट्टि लिएको उत्सव तिमीले
4: केही थाहा नभए जस्तो नगर है रमा त पनि के भनेदेखि तेरै लागि लाग्यो हो रे ऋण पनि हेलिकप्टर चढेर उसै गइनस् होला त
3: त्यो हेलिकप्टरको पैसा त परेन भनेको होइन उत्सव
4: अँ मैले केही भन्छ भनेर लुकाएको होला तिमीहरूको ऋण म तिर्न सक्दिनँ उत्सवले विदेश गएर तिर्छ कि यही कमाएर तिर्छ यही जानुस्
2: तिरौँला त हो
4: नतिरी त धर पनि भएन नि होइन के भनेदेखि कस्तो अल्छी लाग्ने गरेर तेल मालिस गरे कि खै यता दे म दल्छु
3: लिनुहोस्
4: आइज पिउसी आइज
3: साँच्चै कति खर्च भयो उत्सव
2: हिसाब गर्न बाँकी छ साँच्ची मोहन दाईको चाहिँ पैसा पठाइदिइहाल्नु पर्ने
4: के मेरो मुख हेरेको नि के भनेदेखि मसँग त आश नगरे हुन्छ
3: आमा त्यसलाई दुख्या जस्तो छ बेसरी मालिस नगरिदिनुहोस् न
4: अलिअलि मराक मुरुक नपारिए त मालिस कहाँ हुन्छ त यति नगरे त डरा पनि हुन्न नि केटाकेटी
3: त्यस्तो भन्दैमा दुख्ने गरी मालिस गर्नु पनि त भएन नि आमा डक्टरले धेरै मराक मुरुक नगर्नु भन्नुभएको छ
4: अब बालबच्चा हुर्काएर बुढिए कि मलाई तिमीहरू के भन्नु ल आफै गर जे यसकै गर्ने हो आफै गर ल लि म त नुहाएँ सुत्न
3: आऊ मेरो भन्नु आऊ
4: अचेलका जान्ने सुन्ने
2: हाम्रो आमा पनि
3: मेरो छोरी कति राम्री उच्च के भयो के सोच्नु थाल्यो
2: रना यता ढावा पनि चलेन तिम्रो जाहिर पनि गइहाल्यो आमाको कुरा तिमीले सुनिहाल्यो त्यही भएर अब म त ऋण तिर्ने भए पनि विदेश जानु पर्ला जस्तो छ रमा
3: विदेश छोरीलाई देखेकै छौ मलाई पनि देखेकै छौ डक्टरले तिमीलाई सबै भनेकै छन् अनि हामीलाई यस्तो हालतमा छोडेर तिमी फेरि विदेश जान्छौ
5: ए आमा त्यहाँ काँडा छ
6: ओहो यादै गरेन छ मैले सौगात त कतिखेर आएछ यहाँ
5: ए अँ अलि अघि आएको
6: केराउ त मजाले सप्रे छन् त ठगुना बा
7: प्रेम कुमारी बहिनी यसपालि त केराउ टिपेर खाइहालौँ जस्ता भएका छन्
6: हाम्रो त अह यसपालि पनि केराउ खानालाई रहर नै गर्नुपर्ने भएको छ बिउ पुरानो परेछ
7: यसलाई पनि आफ्नै बारी सम्झ हुन्छ नि लिएर जानुहोस् न दुई तिन छाक बरु म पनि टिपेर सघाइदिउला
6: मनकै कुरा भन्नुभयो त ठगुना बा
7: बरु केराउ टिपेर हाल्ने कुरा चाहिँ केही भएन
6: के चाहियो र भन्या पोल्टोतिर हालिहाल्छु नि म
7: त्यही त
5: ठगुना बा अनि भण्डारी काका तपाईँका आफन्ती हुन्
7: आफन्ती भन्दा बढ्ता आर्मीमा हुँदा हामी दुईजना असाध्य मिल्ने साथी
6: मलाई त असाध्यै रमाइलो मान्छे लाग्यो है वहाँ हामीले चाहिँ आफन्तै बनाउनु पर्ला जस्तो छ कि कसो सौगात
5: आफन्त बनाउने के भन्नुभएको आमा मैले त बुझिनँ तपाईँको कुरा लिनु केरो राख्नु त
6: ए यहाँ ल अनि सौगात भण्डारी काकाको छोरी चाहिँ कस्तो लाग्यो त तलाई?
5: को?
6: खुब मस्की मस्की गफ गरिराखिस् त।
5: ए आशा भन्नुभएको
8: हो? हो, त्यो राम्री चिटिक्क परे कि नानी।
5: ठिकै छिन्।
6: त्यही केटीसँग तेरो बिहेको कुरा चलाएका छौ हामीले।
5: के बिहेको कुरा?
8: हे सौगात, अब मेरी असाध्य मिले साथीकी छोरी भर्खरै 70 वर्षकी भई एकदम स्वभावकी छ।
6: केटी सज्जन छे भनेर ठग्न बाले कुरा राख्नुभयो? एकपटक हेरौँ, तँलाई पनि देखाऊ भनेर नि।
5: ए गाई हेर्ने बहानामा मलाई केटी भेटाउनु पो खोज्नु भएको तपाईँहरूले?
8: होइन होइन, प्रेम कुमारीले गाई किन्ने घर र सौगात बाबुलाई कुरा चलाएको केटीको घर सँगसँगै छ, त्यही भएर दुवै काम एकैपटक गरौँ भनेर मैले सल्लाह दिएको।
5: मेरो बिहेको कुरा चलाउनु अघि मसँग एकपटक सल्लाह गर्नुपर्ने होइन र आमा?
8: नरिसाउनुहोस् न सौगात बाबु, तपाईँलाई सुहाउँदो केटी छ भनेर मैले कुरा चलाएको हो।
5: तपाईँले कुरा चलाउनु भयो ठिकै छ ठगुल नाबा, आमाले झुक्क्याएर केटी देखाउने होइन नि।
8: आमा बुवाले आफ्नो सन्तानको भलाइ नै सोचेका हुन्छन् सौगात बाबु, अब जे हुन भइगयो, तपाईँलाई केटी मन पर्यो कि परेन त्यो चाहिँ भन्नुहोस्।
5: हेर्नुहोस् ठगुल नाबा, केटी मन पर्नु नपर्नु त्यो टाढाको कुरा हो, तर म उनीसँग बिहे गर्दिन।
6: हामीले बुझ्दा सबै राम्रो छ, केटी पनि राम्री रहेछन्, त एउटाले हुन्छ भनिदिँदा सबै कुरा राम्रो हुन्छ। धेरै जिद्दी नगर्न बाबु।
5: हेर्नु आमा, एक त म अहिले बिहे नै गर्दिनँ, त्यसमाथि त्यो केटी भर्खर 17 वर्ष कि छ, त्योसँग बिहे गर्छु भन्ने त कुरै हुँदैन।
6: ठगुना बा, यसका लागि एउटा बुढी कन्या खोज्नु त, 17 वर्ष कि केटी सानी भइरहेला।
8: बुढी कन्या त होइन, तर मेरो नजरमा 21-22 कि अर्की एउटा नानी पनि छिन्। कुरा चलाऊ त सगत बाबु।
5: भो ठगुन नाबा, तपाईँ पनि आमाको कुराको पछि नलाग्नु भए राम्रो।
8: अब सौगात बाबुले बिहे गर्न मन छैन छैन भन्नुहुन्छ, अप्सरासँग त अब बिहेको बारेमा सोच्नु पर्ला भन्ने कुरा गर्नु भएको थियो र त।
9: आज त भान्साभरि पुरै 84 व्यञ्जनै पाकेको जस्तो छ त मम्मी।
4: अब तँलाई फेरि खाइहाल्नुपर्छ है, यसलाई त केही देख्नै नहुने, जे देख्यो क्वाप्पै खाइहाल्ने भने।
9: अनि खाने भन्नु बनाएको होला त अनि यत्रो फेरि एउटा मात्रै सेलरोटी खाएको हो के, धेरै नरिसाउनु न मम्मी।
4: ओहो नमस्कार काका।
10: नमस्कार नमस्कार, के छ सन्चै छौ चम्पा देवी?
4: हजुर काका।
10: अनि के छ खुसबु नानी खबर?
9: ठिकै छ काका।
10: ल बाबु यता यता बसे।
11: ए ओके, नमस्ते आन्टी।
4: नमस्ते बाबु, बसौ न।
11: म चाहिँ विल्सन, आई मिन नवल सिंह।
9: उहाँलाई त मैले चिनेन नि काका।
10: ए उहाँ चाहिँ आफ्नै मान्छे पर्नुहुन्छ, नवल सिंह अमेरिकामा बस्नुहुन्छ। बाबु यिनी चाहिँ खुसबु, चिनी होइन उहाँ नै हो?
11: हजुर हजुर, बुझेँ हजुर।
10: अनि खुसबु नानीको पढाइ चाहिँ कस्तो चल्दैछ त?
9: राम्रै चल्दैछ काका अहिलेसम्म।
4: ल हजुरहरू कुरा गर्दै गर्नु, चिया बनाएर ल्याउँछु है त म।
10: ए हुन्छ हुन्छ, बस बाबु।
11: ए ओके,
10: फेरि कसले जिस्कायो यो पैसा सकिएको बेलामा? ए खुसबु नानी, यता रिचार्ज कार्ड पाउने पसल कता छ?
9: त्यहाँ त्यो चोकको मोबाइल पसल छ नि, त्यही पाइन्छ, ल्याइदिनु पर्ने हो र काका?
10: पर्दैन पर्दैन, तिमीहरू गफ गर्दै गर, म एकैछिन पुगेर रिचार्ज कार्ड लिएर आइहाल्छु।
9: ए अनि कहिले आउनुभयो र अमेरिकाबाट?
11: हजुर ए 1 महिना जति भयो।
9: ए अब एडभान्स कन्ट्रीमा बस्नु भएको रहेछ, नेपाल त के राम्रो लाग्यो होला र है?
11: राम्रै छ नि, जस्तो भए पनि आफू जन्मेको कन्ट्री राम्रै लाग्छ नि। तिमी पनि त भने जस्तै रहेछौ नि त।
9: के भनेको जस्तो भन्नाले?
11: त्यही ब्युटिफुल ब्युटिफुल लुक्स स्मार्ट।
9: ए तपाईँलाई कसैले मेरो बारेमा केही भनेको थियो र?
11: शिवहरि काकाले भन्नुभएको थियो। बरु म चाहिँ कस्तो लाग्यो तिमीलाई?
9: कस्तो लाग्ने हो र, मान्छे हो राम्रै हुनुहुन्छ त।
11: थ्याङ्क यू। त्यसो भए त कुरा फाइनल भन्ठाउँ त?
9: हजुर, के कुरा फाइनल गर्ने हो र?
11: शिवहरि काकाले भनेको कुरा
9: प्रष्ट भन्नु न, मलाई त कसैले केही भनेको छैन त।
11: बिहेको कुरा भएको थियो त?
9: बिहेको कुरा रे, मलाई त केही थाहा छैन त।
11: अब डिफिकल्ट, बिहेको कुरा गरेको बेहुलीलाई थाहा छैन, यस्तो त अमेरिकामा त हुँदैन त।
9: ए कुरा त्यस्तो भयो
11: के छ तिम्रो विचार के छ? आइ एम द गाई, मै हुँ केटा, अमेरिकामा बस्छु, हाम्रो फ्यामिली सबै उतै छ। $5,000-6,000 आई मिन नेपालको 5-6 लाख जति कमाउँछु पनि, गाडी छ, बङ्गला छ, सबै चिज राम्रै छ।
9: ए त्यसो पो, अनि यो सब मलाई किन भन्दै हुनुहुन्छ तपाईँ? फेरि अमेरिका बस्छु भन्दैमा मैले हुन्छ भन्छु जस्तो लाग्यो तपाईँलाई?
11: नो नो, मैले त्यो भन्न खोजे होइन। इनफ्याक्ट मैले चाहिँ खास
9: हेर्नुहोस्, मैले सुन्न चाहे पनि नचाहे पनि तपाईँले 2-4 गफ दिनुभयो, अब मेरो पनि 1-2 कुरा सुन्नुहुन्छ कि?
11: अफकोर्स अफकोर्स,
9: म मेरो पढाइ सकेर आफ्नै खुट्टामा नउभिएसम्म बिहे गर्दिनँ र म नेसनल क्रिकेट टिममा सेलेक्ट भएर यही नेपालमै सेवा गर्छु। अब तपाईँले यही बिहेकै कुराको लागि मात्रै आउनुभयो भने कुरा यही सकियो, फेरि अर्कोपल्ट आउने दुःख पनि नगर्नु।

0: घरिघरि यस्तो सबै कुरा मिलेको मान्छे पाउँछस् तैँले?
1: अरू कुरा केही होइन, तेरो बिहे यही केटासँग हुन्छ मैले भन्दा छु।
2: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
3: गत हप्ता सोधिएको प्रश्न थियो, बच्चा हुर्काउने जिम्मेवारी कसको हो, आमाको, बुबाको कि दुबईको? यसको सही उत्तर हो दुबईको। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत सुर्खेतबाट सुनिता थापा, बझाङबाट चन्द्रराज जोशी, डोटीबाट टेक बहादुर बोगटी र कञ्चनपुरबाट अञ्जना गैरे विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, गर्भवती महिला तथा नवजात शिशुमा कुनै समस्या देखा परेमा तत्काल कहाँ लैजानु पर्दछ? प्रश्न फेरि एकपटक, गर्भवती महिला तथा नवजात शिशुमा कुनै समस्या देखा परेमा तत्काल कहाँ लैजानु पर्दछ?
4: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 52 ल हेर आफै चकचक गर्छ अनि आफै अय्या भन्छ
2: खुट्टामै लाग्यो के
1: काटेको तरकारी के भनेदेखि सबै खसालेर भुइँभरि छर्दिस तँलाई पिट्दु म
2: पिट्नु भयो भने म छतमा गएर सबैले सुन्ने गरी रोइदिन्छु नि फेरि
1: चुप लाग जाऊ त
2: मोबाइल दिनु न त आमा अनि जान्छु नि
1: किन चाहियो नि मोबाइल खुरुको गएर पढ्जा
2: होमवर्क त सकिसक्यो अब के पढ्नु
1: होमवर्क सके पनि किताब पल्टाएर पढ्न त हुन्छ नि
2: होमवर्क गर्दा गर्दै पढिसके त अब कति पढ्नु
1: होइन कति आएको के यसलाई उठे जवाफ फर्काउन
2: हजुरआमा हजुरआमा
1: के
2: आज मम्मीले किन खाना नबनाएको
1: तेरी मम्मी परसरी के त्यही भएर
2: परसरी भनेको के हो आमा
1: अरे परसरी भनेको के भनेदेखि नछुने भई भनेको
2: अब हामीले मम्मीलाई छुनु हुँदैन हो
1: अँ 5 दिन छुनु हुँदैन आज भोलि पर्सि र निपर्सिसम्म तेरी आमाले छोएको भाँडो यताको उता उताको यता नगरेस् देउता रिसाउँछन् नि फेरि
2: देउता किन रिसाउँछ
1: अरे रिसाउँछन् भनेपछि रिसाउँछन् नि
2: आमा देउता रिसायो भने चाहिँ के हुन्छ
1: चुप ला देउता रिसायो भने अनिष्ट हुन्छ
2: हजुर आमा अनिष्ट भने के हो
1: अरे ऊ तेरी आमा है उसैलाई सोध
3: आमा खाना पाक्यो नानी निदाइहाल्छ कि दुई गाँस भात खुवाएर सुताइहाल्नु पाए हुन्थ्यो
1: तेरो छोरोले काम गर्न दिएन पाक्छ घरी के चलाउँछ घरी काटेर ठिक्क पारेको तिउन घोप्टाइदिन्छ ढिक्कै बनाइसक्यो

0: हजुरआमाले त्यसरी नसताउ त।
1: मैले केही गरेको छैन हजुरआमाले मलाई कस्तो गाली गर्नुहुन्छ।
2: चुप लाग साइदी वा, कुरा लाउँछस्।
1: हजुरआमै हो कि साइदी वा?
0: बाबु के भनेको हजुरआमालाई त्यस्तो?
2: देखिस ओली नि तेरो छोरोको चाला के भनेदेखि, यसको त ठुतु नसुतु न च्याछु म कुन्दिन।
0: सन्देश आमा, ऊ त सुतीको कपडा दिनुहोस् न, नानीको आँखाबाट आँसु चुहेको चुही छ, सफा गरिदिनु पर्यो।
2: कचेरै सफा गरेर त जस्तो सुकै कपडा भयो नि त भइगयो नि।
0: डाक्टरले मनतातो पानीमा चोबेर सफा कपडाले मात्र आँखा सफा गर्नु भनेका थिए, थोरै मनतातो पानी दिनुहोस् न।
2: डाक्टरहरू त के भन्छन् भन्छन् नि, तेरो छोरीको आँखामा समस्या हुन्छ बिग्रिन्छ भनेर डर देखाएका होइनन्, केही भयो त। फेरि के भनेदेखि, आँखामा अलिअलि आँसु कचेरा त कसको बच्चाको आउन्न र, त्यतिकै आतिन्छौ तिमीहरू।
0: बाबु फेरि चक्चक गर्न थाल्यो तिमी, त्यो चुलोसी नचलाउ त हात काट्छ फेरि।
2: अनि पानी मनतातो भए हुन्छ?
0: हुन्छ, अलिअलि तातो भए मात्र पुग्छ।
2: ल पख
1: म दिन्छु नि त।
2: पर्दैन पर्दैन, छुवाउलास फेरि।
1: म छुवाउँदिन नि।
2: त्यो जान्ने हुनुपर्ने भने यसलाई के भनेदेखि, ला अलगै दिए नि पानी।
1: हस् आमा।
0: बाबु पानी अलि माथिबाट खनाऊ है।
1: हुन्छ।
3: ला चुयो।
0: ठुक्कै हाल्यो नि, खै छोड आमको यतै
2: भन्दै थिए नि, दिक्क नबनाऊ त मलाई।
4: टक्क लाएर कसले किन दिक्क बनायो फेरि मेरो आमालाई, खै पानी खाम त।
2: त्यो रमाले छोको अम्खरा हो
4: के हुन्छ त?
2: अरे छोई छिटो हुन्छ के, पर सरीकी मान्छे आफै तर्किनु पर्छ भन्दा कहिले टेर्ने होइन, आफूलाई सन्चो हुँदैन।
4: आमालाई सहन नभनेपछि अलग्ग बस्दा पनि हुन्थ्यो नि त तिमी पनि।
0: म त तर्केकै हो नि, सन्देशले आमकोटा ठोक्काइहाल्यो, तातोले पोलेर हो कि
2: दुधको साँच्चै बिरालो, छोराको गल्ती त के देख्थिस् नि।
4: ओ सन्देश, त किन यस्तो चकचक भएको, बुकसुक पढ्नु ओर्नु छैन कि त मोबाइल चलाछ कि त चकचक चकचक गराएछ?
0: मोबाइल बेचेपछि बाउ त त्यसैमा व्यस्त हुन्छ, त्यसले पनि त्यही देखेर सिकेको होला नि।
2: खुब त्यसैको धुर उठान त, अहिले फुलफुले त्यसका गल्ती सबै ढाकछोप गर, के भनेदेखि पछि चाल पाउँछेस।
4: होइन यसलाई त म केयर चलाउने, यसलाई त
2: के गरी तलाउने नि, तोरीको फुल देख्ने गरी दुई चार लाप्पा लाउने ठाउँमा आउँछ।
5: लौ मलाई देखेर तर्सिनु पर्छ त।
6: तिमी यहाँ होला भने मैले सोचेकै थिएन नि त।
5: हेर न थाहा नपाएको जस्तो गरे, म यहाँ छु भन्ने थाहा नभएको भए तिमी आउँथ्यौ त।
6: कसम थाहा छैन मलाई, इन्दु बाउजूले बोलाउनु भएको भएर पो आएको म।
5: होला खुब, इन्दुदित त घरमा हुनुहुन्न।
6: घरमा हुनुहुन्न रे, बिहान धारोमा भेट्दा त दिउँसो आउनु है भन्नुभएको थियो मलाई।
5: ए
6: ओ हरिश, त्यो कुनातिर फर्केर के गर्नु लाग्यो तिमी?
5: ह्याप्पी होली कुसुम।
6: मलाई अबिरको एलर्जी छ भने अब कस्तो चिलाउँछ
5: के हुन्न के,
6: मलाई खेल्न मन लाग्दैन।
5: त्यही भएर त म आएको, तिमीलाई रङ डल्दिन।
6: ए त्यस्तो पो पख तिमीलाई,
5: नगर न। के गरेको हेर, झोलाभरि रङ पर्यो।
6: के छ झोलामा?
5: शशी दिदीले रियानाको लागि सामानहरू पठाइदिनु भएको थियो।
6: खै रियानालाई के पठाइदिनु भएको दिदीले, हेरौँ न।
5: खै मैले हेरेकै छैन, आमाले हालिदिनु भा।
6: आहा कस्तो राम्रो, कस्तो राम्रो लुगा रहेछ, यो गुडिया पनि कस्तो राम्रो है।
5: गुडिया मन पर्यो?
6: अँ कस्तो राम्रो रहेछ, भयो ननिकाल रङ लाग्ला फेरि।
5: कुसुम
6: हजुर,
5: तिम्रो लागि पनि मैले एउटा कुरा ल्याइदिएको छु नि।
6: मेरो लागि के कुरा
5: छ? एउटा गिफ्ट।
6: के गिफ्ट?
5: धोका लगाऊ न त अनि दिन्छु नि।
6: धोका लगाएर दिनु पनि के गिफ्ट हो र त्यस्तो?
5: पहिला लगाऊ न अनि देखाउँछु। केही हुन्न क्या, तिमी नलाउने ल त।
6: कस्तो रहेछ झन्, ढोका नलगाऊ भने होइन।
5: मैले तिमीलाई के गिफ्ट ल्याइदियो होला, लगेस गर त।
6: खै मलाई के थाहा त।
5: हेर त
6: हरिस, तिमी पनि साँच्चैको फोटो धुलाएर ल्याइदिएको। म कस्तो मोटो देखा रहेछु
5: है,
6: कहाँबाट पायो यो फोटो?
5: राम्रै छ नि।
6: खुब कस्तो रहेछ क्या, फोटो पनि धुलाउने हो।
0: ओके सुतेर बसेको होली इन्दु ठुले आमा
5: कुसुम म जान्छु
0: कान्छी इन्दुको मित भाइ होइन त्यो
7: हो
0: तँ यहाँ के गरेर बसेकी हो
7: इन्दु बोजूलाई कुरेर बसिरहेको थिएँ कि
2: ए कोठाको ढोका सोका लाएर कुर्नु पर्ने चाहिँ के पारा हो त्यो
7: होइन साँच्चै हो ठुले आमा
2: नचाहिने कुरा गर्छस्
0: अन्त यो केटासँग कोठामा किन लट्ठारेर बसेकी हँ
7: हामीले त्यस्तो केही गरेको छैन कि ठुले आमा जे पाइ त नबोलौँ न
2: ए केटासँग कोठामा थुनेर बस्ने अनि रङ दलादल पनि गर्ने अझ मैले जे पाए त्यही कुरा गरेँ भनेर भन्छस् तेरी म नकचरी होइन तिमीहरू बिच के गलत नभएको भए मलाई देख्ने बित्तिकै त्यो हरिस किन भागेल भन् त कुसुम
8: हेर त यहाँ मेरो आँखामा अबिर परेन ए लिनु त यो बोतलको पानीले धुनु त के पानी दिएको यस्तो यो त रक्सी पो रहेछ ल ए रुक्नु रुक्नु तेरो तपाईँले दिनुभएको बोतल पो परेछ यो लिनु त अरू छ पानी छैन यति हो किनेर ल्याऊ त
9: भयो भयो अलि हल्का भयो ल पानी भनेर रक्सीले मुख धुन लगाएछ होइन चढ्या नै बनाएर छोड्ने भएस
8: मलाई के थाहा त हेर्दै पानी जस्तै थियो
9: रङ पनि कस्तो आँखै ताकेर हानेको न
8: तपाईँलाई फेरि जता जता केटीहरू छन् उतै मुन्टो बटार्दै जानुपर्छ अनि
9: यसो हल्का रमाइलो त गर्नु परिगयो अनि आयुष केटीहरू चाहिँ को रहेछ
8: खै त्यो दिनेशलाई मामा भन्थे उसकै भान्जेहरू होला नि
9: ए यस भान्जेहरू चाहिँ सही रहेछन् है दिनेश ब्रोको
8: तर तपाईँ चाहिँ त्यो भान्जेहरूको नजिक नजानु होला है दाइ वास गनाइ रहेछ ज्यू
9: बिहान खाएको बेलासम्म गनाउँछ
8: अनि अघि थपे होइन त फेरि आफूले खानै नखाएर टुच्चा टुच्चा लगाएर भएको छ अनि
9: होली हो के हो नछोड्दे
8: ए के हो यस्तो यता छतमा हेर्नु त विवेक दाई सोल्टेनहरू त छतबाट पानी खानु थाले त
9: रुगा खोलेर नहुनु ठिक पर्थ्यो नि त
8: है तेरि के भन्नुहुन्छ क्या दाई पनि
9: त मुलालाई टार्जन हुनु मैले सिकाइ राख्नु पर्ने हो र
8: हे दाई
9: छतबाट लुकी लुकी पानी खनाइदिने के पारा हो सोल्टिनीहरूको
10: Happy Holi, Salty, Happy Holi.
9: त्यहाँबाट के पानी फालिरह त यति आए भइगयो नि ओ आयुष छतमै आए भइगयो भन्छन् त कि जाने हो
8: हेतिर कहाँ जाने भन्नुहुन्छ दाइ त्यसको बाउ देख्नुहुन्न त्यहाँ ऊ बाउले गाली गरे जस्तो सोल्टिनार त ताप कसै त
9: साला सुटोलाई फेरि यही बेला आउनु परेको
8: एकछिन वेट गरौँ न फेरि आउँछन् कि ओ मेरो त मोबाइलमा पानी पऱ्यो क्या हो
9: ला छोड्दैन मोबाइल सबै
8: मलाई हेर्नु मलाई मेरो त पुरै टक्कैभरि ओहो कस्तो पानी हो गनाउँछ त
9: जस्तो भए पनि नयाँ निस्क्या अरे अब चुप लाग बरु म तेरोवटा फोटो खिचिदिन्छु यही हालतमा ह्याप्पी होली भनेर भरे ट्याग गरेस् त पखै ल भयो
8: खै हेरौ त कस्तो छ
9: ल हेर आजको फोटो त के हेर्छ सबै बाँदरको थुतुनो जस्तो आएको छ
8: तपाईँको त झन् सेम यार हेर्नु त
9: के सेम भन्छ
8: दाँत मात्र टिलिक्क टल्किरहेछ अरू त सब ढेँडो बाँदर जस्तो देखिरहेछ
9: अनि होलीमा यस्तो त भइहाल्छ नि त्यही पनि हेर्न कस्तो हेर्छौँ देखाएको छ
8: दाइ तपाईँ त सधैँ अब यस्तै बनेर हिँड्यो हुन्छ यार एकदम ह्यान्डसम देखिरहेछ
9: नगर फाल्तु कुरा गर्नुभन्दा यो फोटो हेर्ला हेर त
8: नयाँ भाउजू हो कि क्या हौ
9: हजुर भन्दा पनि अस्ति मैले भनेको थिएँ नि बुझिस्
8: कुन त्यही डिम्पल कि के भन्ने
9: नाम त याद गरेर रहेछ त्यो केटोले दामी छ नि त
8: राम्रै छ
9: भेट्ने हो त
8: भेटौँ न
9: अनि खर्च त गर्नुपर्छ नि
8: 1200 रुपियाँ छ हो दाइ
9: त्यतिले डिम्पलसँग बस्नुलाई होइन कि चटपटे खानालाई चाहिँ हुन्छ त तोरी 1200 बोकेर कि पानीपुरी खान जानला हो
8: ल अनि कति चाहिन्छ त
9: कम्तीमा पनि 8-10 हजार नबोकी त्यस्तो केटी भेट्न जान्छ कोही 12 नदेखा न
8: पैसा त म जसरी म्यानेज गरौँला नि दाइ तर लास्टमा पैसा जुटाउने काम मात्र त हुँदैन नि
11: रोपेको न फल तपाईँलाई कस्तो लागिरहेको छ नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्न को जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
12: गत हप्ता सोधिएको प्रश्न थियो, नेपालको कानून अनुसार नाबालिग भन्नाले कति वर्ष उमेर नपुगेको व्यक्ति बुझिन्छ? यसको सही उत्तर हो 18 वर्ष। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत झापाबाट ठाकुर सिंह गुरुङ, मुगुबाट कमला रावल, दार्चुलाबाट गौरी बोहरा र झापाबाट विशाल बराल विजेता बन्नुभएको छ। यहाँहरूलाई धेरै धेरै बधाई। तपाईँले रु 200 को रिचार्ज जित्नु भएको छ। साथै अङ्क 1 देखि 46 सम्मका साप्ताहिक विजेता मध्येबाट गोला प्रथा मार्फत कञ्चनपुरकी हिना बोहरा सुपर विजेता बन्नुभएको छ। तपाईँलाई धेरै धेरै बधाई हिनाजी, तपाईँले स्मार्टफोन जित्नु भएको छ। पुरस्कारका लागि हामी तपाईँलाई सम्पर्क गर्नेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, बच्चा जन्मेपछि कति दिनभित्र निशुल्क जन्म दर्ता गराउन सकिन्छ? प्रश्न फेरि एकपटक, बच्चा जन्मेपछि कति दिनभित्र निशुल्क जन्म दर्ता गराउन सकिन्छ?
13: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी 1 स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 21
2: ल आउनुहोस् बस्नुहोस् यता।
3: मित लगाएको त्यो दिन त म कहिले बिर्सिन्न नि शशी, मलाई त ठुलै चार जस्तै लागेको थियो।
2: मलाई त के नभए जस्तो डर लागेको थियो। आमाले अरू के घरमा पठाइदिन लाग्यो हो कि भन्ठाने थिएँ मैले।
4: कति वर्षको हुनुहुन्थ्यो र तपाईँहरू मित लगाउँदा?
3: 7 वर्ष पुरा भएर 8 हिँड्दै थियौँ है नि।
2: हो क्या रे,
4: दुवैजना?
3: हामी दुवै एकै दिनमा जन्मियो। फेरि सानैदेखि मेरो आमा र मितिनी आमा एकदम मिल्ने साथी रे के।
2: पछिसम्म आउजाउ भइरहोस् भनेर हामीलाई मितिनी लगाइदिएको रे।
3: त्यसपछि त मेरो मुखैमा मितिनी मात्र आउँथ्यो। घरमा खिर पकाए नि मितिनीलाई लगिदिनु पर्ने, कसैले केही दिए पनि मितिनीलाई देखाउनु पर्ने।
2: बिहा गरेपछि त मितिनीलाई बिर्सिहाल्नु भने मितिनीले 2-4 दिन बस्ने गरी आउनुहोस् भन्दा पनि नआउने, घरमै आउनुपर्ने है भेट्न।
3: तपाईँको नेत्र दाइले नपठाएपछि के गर्ने त? जान्छु भने त हुनु पर्दैन भन्नुभयो।
2: तिनलाई अब म के चाहिन्थ्यो? पहिला पो मेरो मितिनीलाई फकाउनु थियो र कामै नपरी बोल्न आउँथे। भेटौँ न मात्र तिनलाई जान्ने छु।
4: हेलो, शशी दिदीसँग बाहिर छु क्या, भिडियो गर्न मिल्दैन के?
2: ऊ हाम्रो भाइको भिडियो कलको निम्ति आयो।
3: कसको
2: के अरे हरि?
4: दिदी नकराउनु न।
2: ए तनु तनु, हेर्नु नि जुन बेला पनि त्यही केटीसँग गफ गरिरहन्छ।
4: त्यस्तो होइन के।
2: साँच्ची मितिनी, मैले अनन्तलाई भेटेको थिएँ नि, घर आउँदा एउटै बसमा परेका थियौँ।
4: को हो अनन्त भने?
3: कोही होइन के। ए छोडिदिनुहोस् न मितिनी, अर्काको गफ नगरौँ न है। लुगा सुक्यो होला, बरु म उठाएर आउँछु।
2: तपाईँ बस्नु न मितिनी, म लुगा उठाइदिन्छु, मलाई टोयलेट पनि जान मन लागिरहेछ।
3: ल ल, नसुक्या लुगा चाहिँ डोरीमै छोडिदिनु है।
2: हुन्छ हुन्छ।
3: के हो हरिश, मुसु मुसु आस्ते मोबाइल चलाएको छ? तनुको म्यासेज हो?
4: होइन दिदी।
3: अब कुसुम मन पर्न छोड्यो? पहिला त खालि कुसुमको पछि लागेको थियौ त।
4: म मात्र पछि लागेर के गर्ने, उसले चाहिँ वास्तै गर्न छोडी, मलाई त झ्याउ लाग्छ दिदी। त्यही बेलामा तनुले मन पराउँछु भने मैले पनि यस भन्दै।
3: त्यो तनु त कस्तरी सुट्दैछ, मलाई त मनै पर्दैन। कुसुम जस्तै राम्री गर्लफ्रेन्ड पो गर्लफ्रेन्ड त।
4: राम्री भएर त होला नि घमण्डी भएको, मैले कति पटक मन पराउँछु भने एस पनि नभन्ने, नो पनि नभन्ने, सधैँ उसैको पछि लागिरहन्छ भनेर होला नि भाउ खोजेको। म पनि के कम, उसैलाई देखाउनलाई हो मैले तनुलाई यस भने।
3: हरिश, तिमीले कस्तो कुरा नबुझेको, मुखले यस नो भन्नुपर्छ र? व्यवहार देखेर थाहा भइहाल्छ नि, मलाई त कुसुमले तिमीलाई मन पराउँछ नि जस्तो लाग्छ है।
4: मनमा माया भए त मुखले यस भन्ने के गाह्रो रहेन दिदी।
3: बरु म कुसुमलाई सम्झाइदिन्छु, तिमीसँग त कुसुम नै सुहाउँछ, त्यो तनुसँग त तिम्रो जोडा त यति पनि मिल्दैन। बरु मै कुरा गरौँला के कुसुमसँग।
4: एउटा कुरा नढाटी भन्नु त इन्दु दिदी, तपाईँ सधैँ कुसुम र मलाई मिलाउन खोज्नुहुन्छ, कुसुम र म नजिक होस् भन्ने चाहनुहुन्छ, किन भन्नु त, केही विशेष कारण छ र?

0: ए विवेक दाई पो,
1: ओ के गर्दै थिइस् भन् त मलाई।
0: ए दाई, त्यस्तो केही पनि होइन के, यसो गीत सुन्दै तरकारी केलाउँदै थिएँ।
1: ढोकाको कब्जै खुस्किने गरी डङ डङ पार्दा नि थाहा नपाउने भनेपछि।
0: दाई पनि अति भन्दिनँ क्या, खासमा हाम्रो घरबेटी बा फेरि भाडा माग्न आएछन् कि जस्तो लागेर क्या।
1: जहाँ पनि यो घरबेटी आतंक चाहिँ छ यार, कहिलेकाहीँ त मुला यिनीहरूकै घर किनेर यिनीहरूलाई भाडामा बसाइदियो जस्तो लाग्छ।
0: तपाईँलाई त भाडा तिर्न के टेन्सन हो र, तपाईँलाई त भन्ने बित्तै चटनी काठ आइहाल्छ।
1: काठको कुरा मात्रै भन्दा पनि यहाँ आफूले अर्कै टेन्सन भइरहेछ।
0: के भयो र दाइ त्यस्तो, कि घरबेटी बड्डाले घर चाहिँ बनाउने प्लान गर्यो दाइ?
1: चुपलाक, खाली नचाहिने कुरा गर्छ।
0: त्यस्तो के भयो र विवेक दाई, कि फेरि किचकिच गरे घरबेटीले?
1: किचकिच मात्रै गरे भए त हुन्थ्यो नि, तर भेट्न चाहिँ भेट्छ कुन दिन घरबेटीले मजाले मेरो।
0: भनेपछि आज पनि थर्काकी के हो बुढाले?
1: पुरै झगडै गर्न थाले थियो साला तोरी बुढो।
0: अब दाइले पनि उसको छोरीलाई जिस्काउ दिनु भयो होला।
1: उसको छोरीको कुरा होइन के यार, तैँले मेरो सानो बाको छोरालाई त चिन्छस् नि।
0: सानो बुबाको छोरा भनेपछि?
1: मसँग हुन्छ नि त्यो दिनेश भन्ने केटो क्या, चिन्दैनस्?
0: ए अँ अँ, त्यो मोटु दिनेश पसलवाला काकाको छोरा भने होइन?
1: अँ त्यही, मैले अस्ति फोटो खिच्न भनेर त्यसको क्यामरा मागेर ल्याएको थिएँ, आज फेरि बहिनीले घुम्न जान लाछौँ भनेर क्यामरा लिन आएको थिएँ।
0: अनि के भयो त?
1: के भयो भयो नि, त्यो घरबेटी तोरी आएर सधैँ यसरी केटी लिएर आउने, मेरो घरलाई के सम्झेको छ अरे?
0: अनि
1: होइन बुवा, यो मेरो सानीमाको छोरी हो, मेरो बहिनी हो भन्दैछु, बुढो झन् जोसिन्छ यार।
0: लास्टै भएछ त,
1: कहिले साथी बनाएको छ, कहिले बहिनी बनाएको छ, मेरो घरमा यस्तो चल्दैन पो भन्छ त यार। मलाई त त्यही क्यामराले र न न न न हुने गरिदिउँ कि जस्तो लागिरहेको थियो।
0: तपाईँको त पुरै इन्टरनेसनल बिल्ला गर्दैछ त बुढाले। त्यो बहिनीले के भन्यो त अनि?
1: के भन्नु, बिचरी घोप्टो मन्टो पारेर सुनिरहे, अनि गए पनि नभनी गए यार। साला तोरी बुढोले गर्नु गर्यो नि आज।
0: दाई पनि अरू बेला मौका मिल्यो कि कोठामै म यहाँहरू ल्याइदिने, अनि त्यही सम्झ्यो होला नि।
1: मेरो कोठामा चाहिँ के केटीहरू आउनै नहुने, कस्तो कुरा गर्छ यार। जेवानी मोडलु यार, यसो साथी सर्कल त्यो त चलिहाल्छ नि। कम अन यार,
0: के थाहा बुढाले यसो कुराकानी सुनेको थियो कि, अझ साउन्ड इफेक्ट सहित पो सुनेको थियो कि। के थाहा दाई, अब दाईको हबी भने नि जे भने नि कुरो त्यस्तै त्यस्तै हो क्या रे।
1: चुप्लाक मोला, कहिले कहीँ त भइहाल्छ नि, त्यसलाई हल्ला गर्दै हिँड्नुपर्छ त।
0: यति कुरामा त मेरो घरबेटी चाहिँ त्यो उतै हुने यार, यिनलाई घरबाट टाइममा दिनु पऱ्यो बस, अरू केही मतलबै छैन। कोही आओस् कि नआओस् कि हाँसोस् कि रोस् कि चिच्याओस् कि, एक किसिमले बिन्दास छन्।
1: बरु यसो गरौँ न, त मेरो रुममा बस, म यहाँ बस्छु नि हुन्न।
0: दाई कुरा नि ठिकै हुन त, तर त्यसो नगरौँ होला दाई, आफ्नो त बाउले खोजिदिएको कोठा हो यो।
1: किन, त पनि यसो सेटिङ मिलाइरहेछस् कि के हो?
0: ए मौसम को छ र सेटिङ मिलाउनलाई, अब त उयो सम्झिने बस्ने।
1: तर त पनि लास्टै गुवाँच छ स्यार।
0: किन र दाई?
1: हुन्छ नि यार, मुनु शर्मा पुरै फिदा छ क्यारे, घरबेटी यस्तो देउता छ, यस्तो राम्रो सेटिङ मिलाए बेला यसो हुन्छ नि, सँगै बस्ने, बोलाउने, दुःख सुखको कुरा गर्ने, माया प्रेम।
0: भेट्ने त कुरै नगरौ यार दाई, उसले फोन गर्न त मान्दिन, भेट्दा फोन गर्दा बाउले थाहा पाउँछन् रे, उसँग त च्याटमा मात्रै पुरै भर्चल चलिरहेछ दाई, पीडा छ नि हो दाई पीडा।
1: बाबा कफनान, त कहाँसम्मको छस् पुरै थाहा छ मलाई, मेरो अगाडि साधु बन्न खोज्छ यार, मलाई त थाहै छैन जस्तो।
0: हो क्या दाई, मैले पनि भेटौँ भनेर फेरि कर पनि गरेँ होइन, होस्
1: त मुला पनि मुलै होस् के, त्यो पनि फोक्से।
0: किन र?
1: नभेट्ने भन्ने नि हुन्छ, बरु नमाने यसो कुरो मिलाएर भन्न, बिरामी जस्तो भएर बोलाए पनि हुन्छ।
0: झुट बोलेर
1: बोल्नु पऱ्यो नि सहज तरिका नभएपछि, कन्फिडेन्टली झुट बोल्नु पनि एउटा कला हो बुझिस आयुष। हेर आयुष, लाइफमा नि चान्स आएको बेला छोड्नुहुन्न, नत्र पछि पछुतो हुन्छ, उमेरमा नगरेको मस्ती कहिले गर्ने भन् त मलाई।

0: रिपोर्ट ल्याउनु पनि कति उभिर गर्या त,
1: कति लामो लाइन रहेछ उभिँदा उभिँदै। अनि खै त डाक्टर
0: उता वार्डमा जानु भएको छ, एकछिनमा आउनुहुन्छ अरे।
1: यहाँको काम गरेको तालमाल देख्दा पनि के भन्नु र, जता पनि कुर्नै पर्ने, झन् चाँडै निस्कौँ भनेको।
0: अब त समय नलाग्ला नि, यही रिपोर्ट देखाउन बाँकी त हुने उत्सव।
1: रिपोर्ट देखाउन त पहिले डाक्टर पनि आउनु पर्यो होला नि।
0: कति रिसाको क्या तिमी, अघि डाक्टरसँग पनि त्यस्तै व्यवहार देखायो।
1: अनि सबै कुरा उनीहरूलाई मात्र थाहा भए जस्तो गर्छन् त बा, हामीलाई त केही नै थाहा नभए जस्तो।
0: डाक्टरले नहुने कुरा गरेकै थिएन नि।
1: त्यही त, तिमीलाई त सबै ठिक लाग्ने भइहाल्यो नि, आखिर तिम्रै सपोर्टमा कुरा गरिरहेको थियो अरे डाक्टरले।
0: कस्तो कुरा गर्छौ के तिमी, मेरो ठाउँमा तिमी भा भयो बुझ्छौ यस्तो कुरा।
1: हुन्छ नि त, अब म रमा बन्देउला, तिमी उत्सव बन, हुँदैन।
0: खासमा तिमीलाई यहाँ आउनु परेर रिस उठ्या हो, आउने बेला पनि त्यस्तै गर्यो।
1: यस्तै हुन्छ भनेर हो म आउन नखोजेको पनि, आखिर म आएर पनि हुने केही होइन। बुढो आमासँग आएको भए तिमीलाई पनि सजिलो हुन्थ्यो, मेरो पनि उता काम बन्थ्यो।
0: मलाई तिमीसँग आउन मन लाग्थ्यो नि त, पहिला सन्देश पाउने बेलामा पनि तिमी थिएनौ, त्यसैले तिमीले पनि केही कुरा थाहा पाउँछौ कि भनेर हो कि।
1: होइन, अब यस्ता कुरा मैले थाहा पाएर के हुन रमा, मैले बच्चा जन्माउने होइन क्या अरे, पाउने तिमीले नै हो। यो महिलाहरूको सरकारको कुरामा मैले के नै बुझ्ने हो फेरि।
0: कस्तो कुरा गर्छौ क्या तिमी। अब
2: तपाईँको रिपोर्टहरू आयो?
1: आयो, ए यहाँ छ।
2: मैले टेस्ट गर्न भनेको सबैको रिपोर्ट छ नि?
0: हजुर, सबै छ।
2: रिपोर्टमा अरू त ठिक रहेछ, तर हेमोग्लोबिनको मात्रा अलिक कम देखिएको छ, त्यसैले तपाईँलाई कमजोर थकित फिल भएको हो, चक्कर आएको हो। त्यसको लागि तपाईँले चाहिने खानाहरू प्रशस्त मात्रामा खानु भएन कि क्या हो?
0: खान त खाएकै छु, त्यस्तो नरोचेको पनि छैन डाक्टर साहब।
2: खाना खाएर मात्रै हुँदैन नि, गर्भावस्थामा साबिकको भन्दा धेरै र पोसिलो खानेकुराहरू खानुपर्छ। तपाईँले खाएको खाना तपाईँ र बच्चा दुवैको लागि हो भन्ने कुरा तपाईँहरूले बुझ्नु पर्यो।
0: हजुर डाक्टर साहब।
2: हरेक बार खाना चार भन्ने सुन्नु भएको छ नि?
1: खै मैले त सुनेको छैन डाक्टर साहब, के हो त्यो भनेको?
2: यस्तो अवस्थामा अन्न, गेडागुडी, फलफुल अनि पशुजन्य खानेकुरालाई दैनिक खानामा समावेश गराउनु पर्छ भन्न खोज्या हो।
1: सबै कुरा सधैँ त भान्सामा पाक्नु पनि पर्यो नि डाक्टर साहब।
2: त्यही भएर त तपाईँले ध्यान दिन पर्यो भनेको। अनि जब पनि गर्नुहुन्छ तपाईँ?
0: गर्छु डाक्टर साहब।
2: काममा कतिको प्रेसर छ?
0: त्यस्तो छैन।
2: धेरै कुराहरू त मैले अघि पनि भनिसके, त्यही हो, यस्तो बेलामा तनाव लिनु भएन, आराम धेरै गर्नु पर्यो, घरका सदस्यले पनि ख्याल गर्नु पर्यो।
1: अब आमा पनि रोगी हुनुहुन्छ, मेरो पनि बिजनेस छ, त्यही त हो नि।
2: त्यस्तो भनेर हुँदैन है, यस्तो बेलामा श्रीमानको अझ बढी साथ चाहिन्छ। गर्भवती अवस्थामा गरुङ भारीहरू उचाल्नु हुँदैन, अप्ठ्यारो कामहरू नगर्ने, राम्रा कुराहरू गर्ने सुन्ने गर्नुपर्छ, बुझ्नुभयो नि?
0: हजुर डाक्टर साहब।
1: अब हामीले के गर्नुपर्छ त डाक्टर साहब?
2: गर्भ रहेको चौथो, छैटौँ, आठौँ र नवौँ महिनामा कम्तीमा चार पटक चेकअप गराउनु पर्छ। पहिलो पटक नै जचाउनलाई ढिला गर्नुभयो, अब चाहिँ यस्तो नगर्नु होला।
0: आउला भन्दा पनि यत्तिकै भयो डाक्टर साहब।
2: यस्तो हेल्थ चेकलाई गर्न भएन नि, यस्तो गर्नुभयो भने बच्चालाई पनि समस्या देखिन सक्छ। अर्को कुरा, जुनसुकै बेला कुनै समस्या आएमा तुरुन्तै आउनुहोला।
1: अब हामी जाँदा हुन्छ डाक्टर साहब, अहिले हतार थियो।
2: हुन्छ, मैले केही औषधि लेखिदिएको छु, यो चाहिँ नियमित खानुहोला।
0: हुन्छ, हस् डाक्टर साहब।
2: तपाईँलाई एउटा कुरा भन्छु, माइन्ड नगर्नुहोला ल।
1: के कुरा?
2: अघिदेखि तपाईँलाई याद गरिरहेको छु, तपाईँ मेरो कुराहरूलाई खासै वास्ता गरिरहनु भएको छैन। तपाईँ श्रीमती गर्भवती भएकोमा ह्याप्पी हुनुहुन्न हो?
3: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, उत्सवले सुरु गरेको व्यापार के हो? यसको सही उत्तर हो ढावा। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत डडेलधुराबाट सुभाष चन्द्र विश्वकर्मा, दार्चुलाबाट तारा सिंह महर, झापाबाट विवेक खत्री र कञ्चनपुरबाट फुलमाया बोहरा विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, बड्डाचौरमा कसको विवाह गरिदिने कुरा चलिरहेको छ? प्रश्न फेरि एकपटक, बड्डाचौरमा कसको विवाह गरिदिने कुरा चलिरहेको छ।
4: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2 त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 71।
2: एकछिन पछि त यो बेडलाई कचक कचक पार्ने होला है।
3: यस बेलासम्म मान्छे त आएकै छैन, के पार्ने भन्छस् त? आज पनि पहिले जस्तै लास्टमा त्यसै फर्किन त हुन्न नि।
2: ए आउँछ हो आउँछ। अब आयुषले बोलाएपछि डिम्पल नआउने हुन्छ त? यस्तो राम्रो हिरो छाडेर अन्त कहाँ जान्छ त्यो?
3: अनि घण्टाको हिसाबमा कोठा ल्याऊ, काम भइहाल्छ भने होइन? एक घण्टा बित्नु थाल्यो, पुरै समय बित्दासम्म पनि आइन भने?
2: आइन भने तल काउन्टरमा जाने, फेरि दुई घण्टा थप्ने, पैसा तिर्ने, आउने। त चिन्ता नगर्न, तेरो साथी छँदैछ त यहाँ।
3: त्यो पैसा मात्रै थप्दै बस्दै गर्नु त होला नि।
2: ए अझै एक घण्टा छ कि, किन आत्तिको त? अहिले डिम्पल आएपछि तिन मिनटमै कार्यक्रम सकिहाल्ने होला, बेकार आतिन्छ भने। बरु फोन गरेर एउटा अर्को साथी पनि लिएर आऊ भन्न।
3: यहाँ फोन उठाएर आफै आउँछु भन्दै त कति, अन्त साथी ल्याउने कुरा पो गर्छ।
2: ओ आयुष,
3: के भयो फेरि?
2: आखिर त्यो तेरो गर्लफ्रेन्ड पनि होइन क्यारे, कि टू इन वान गर्ने हो? तँलाई पनि खर्च कम पर्छ क्यारे।
3: ल मुला, होइन आज त किन यस्तो कुरा गरिरहेको छ?
2: म नि हल्का रमाइलो गरौँ भनेर नि। मिलाइदेन,
3: तेरी वेटर वाइल्डलाई बोला नि त, अटो चढेर एकैछिनमा आइहाल्छ नि।
2: त्यसलाई बोलाएर कि फेरि झापड खानु छ र?
3: तँ त्यस्तै छस् त, जोसँग बोल्यो उसीसँग झापड खान्छस्।
2: तँ पनि केही फरक छैनस्, धन्न कहाँबाट डिम्पल फेला परिछ र मात्रै।
3: ए ओए चुलाक चुलाक, डिम्पलको फोन आइरह।
2: ए ल ल, मिलाएर कुरा गर है, मेरो लागि पनि कोही छ भने ल्याऊ भन है।
3: हेलो, डिम्पल, म यतै होटेलमा, कहाँ हो तिमी? ए ल ल, तिमी त्यहाँ काउन्टर अगाडि बस्दै गर, म माथिबाट आउँछु है। ल ल ल,
2: आइसक्यो रहेछ?
3: त पछाडिबाट निस्के, उसले थाहा नपाउने गरी, म उसलाई लिएर आउँछु।
2: ल ल, नडराई बस, म छु।
3: अनि आफ्नो ड्युटी राम्रोसँग गरेस् नि, फेरि पुलिस आयो भने सिग्नल गरिहालेस् है, नभए मिस कल दिने हुन्छ, म थाहा पाइहाल्छु।
2: अनि हेलमेट ल्याएछस् कि छैनस् त?
3: के हेलमेट भन्छ?
2: लगाउनु पर्दैन हेलमेट के?
4: कन्डम भन्ने
3: छैन, त्यस्तो चाहिँदैन के, त्यस्तो लगाएर रियल फिल आउँदैन।
2: यत्रो खर्च गरेको छस् मुला, अहिले त्यो डिम्पलले त्यो नभई हुँदैन भन्यो भने के आर्छस्?

0: होइन, यो लामखुट्टे पनि कति आउँछन् भने लज्जा तलाई कति खान्छ सरकारको गत। यी लामखुट्टेहरू पहिला पहिला विलासनगरतिर गर्मी हुने ठाउँमा मात्र देखिन्थे, अहिले त यी माझकोटमै के भा हो। यसो हेर्दाखेरि त आमा, कुन दिन चङ्खेलीका टुप्पोमै पुग्छन् यी साँडाहरू।
1: मच्छर चङ्खेलीका चुचुरामा पुग्ने त कुन्नी। उता हेर, तेरो छोरो चाहिँ रेलिङ माथि पुगिसक्यो।
0: बाबु, के गरेको त्यस्तो? त्यहाँबाट खच्छ फेरि तिम्रो ढाड भाँचिन्छ। यता
2: ला लड्दिन, म यो भन्दा नि स्कुलमा कस डेन्जर डेन्जर ठाउँमा जान्छु।
1: अरू चाहिँ स्कुल पढ्न जान्छन् के रे, के भनेदेखि त चाहिँ यस्तै बाँदर जस्तै चटक देखाउन त जान्छस् नि।
3: आमा, ए आमा सुन्नुहोस् न।
1: होइन, के उल्का गरिस् र, बाह्र हात उफ्रेको छस् त।
3: के भएन भन्नु न, छोरी पूर्णिकाले मलाई बोलाए नि, टक्क लाएर कस्तरी बाबा भने कि आज।
0: यी हो र,
1: म त के न होला भनेको।
3: के न त हो नि, छोरीले पहिलो पटक मलाई बाबा भनेर बोलाए। सुनिस् सन्देश,
2: मलाई पनि अस्ति नै दादा भनेको नि बहिनीले।
1: ए हो, तिमीहरूलाई भन्दा पहिले मलाई त आमा आमा भनेर बोलाइसकी।
3: ए हो र भने।
0: मलाई पनि मम्मा मम्मा भन्छ त।
3: झन् क्या दङ्ग परेर छोरीले पहिलो पटक बाबा भनेको कुरा सुनाउँछ भनेको, सबैले उडेरहेछ मलाई। अब हुँदा हुँदा यो सन्देश समेत उडेरहेछ त।
0: उडाएको होइन कि उत्सव, अब छोरीको बोल्ने बेला भएको छ। अलिअलि हाहा हु गरेको कुरालाई तिमीले छोरीले बोलाए जस्तो ठानेको हो कि।
1: होइन छोरी, उसो भए फेरि भन्न लगा न त। खै खै भन्न लगा त।
4: ले मेरी छोली बाबा भन्दै फेरि एकपटक, यिनीहरूले पत्याएन नि मेरो कुला, तिमी आफै सुनाइदेऊ त छोरी। बोल्दैन छोरी,
3: बोल्दैन त फेरि
4: छोरी। बुढीका
3: सानीले त कसैको अनुहारमा पनि हेर्दिन, अनि आवाज आएतिर पनि रेस्पोन्स नै गर्दिन। आमा, छोरीले कसैको अनुहारमा पनि चिने जस्तो गरेर हेर्दै हेर्दिन भने किन होला?
1: न त अहिले नै बोल्ने दोहोरो कुराकानी गर्ने अनुहार चिन्ने हुन्छ त यसका कुरा पनि।
3: तैपनि दिनदिनै देखिरहने अनुहार त चिन्ने, हेरेर फिस हाँस्ने बेला त भयो नि, होइन र भने। यो त हाँस्दा कता हो कता टाढा मात्रै हेर्छ भने।
4: छोरी पूर्णिका टक्कला र बाबा भन त। लु,
0: त्यही भएर मैले एकचोटि देखाउने कि भनेको थिएँ, मेरो कुरा नसुन्ने कसैले।
1: बिस्तारै हेर्छन् के, कुकुरका छाउराकै आँखा खोल्न त महिना दिन लाग्छ, मान्छे बच्चाले पनि मान्छे चिन्न त लाग्छ नि केही टाइम त।
3: तैपनि बाबा भनेर पलक पुलुक त हेर्नु पर्यो नि आमा।
4: छोली यता हेर त छानु, बाबा भन त छोली।
1: तेरो कुरा अनुसार त बाबा मात्र होइन, के भनेदेखि फररर बोलेर मामा माओली हजुरबा माओली हजुरआमा मोहन ठुलाबा खुसबु दिदी सबै भनिसक्नु पर्ने होला होइन।
3: अरे सबै भनी कहाँ भने त, मैले बाबा भने पो भनेको त। टक्क लाएर अहिले एकछिनमा फेरि भन्छे, सुन्नु होला न
4: है छोली।
1: ल ल भन्छे भन्छे। ऊ अर्को ताल हेर्न फेरि त्यहाँ।
3: ओ सन्देश, त्यो नचला त,
2: गर्मी भएर हावा लगाएको के।
0: गर्मी भयो, लैआउ म हम्किदिन्छु नि मेरो छोरालाई। यता आऊ त बाबु।
1: जिउमा हजारवटा चोर कमिलाले टोके जस्तो कति छुकछुक गरेको हो के।
3: ओहो हत्तेरिका, आँगै भरि
0: के भयो?
3: के हुनु नि, छोरीले सुसु गर्दी लौ समाऊ।
1: हो त्यही भएर त म भन्छु नि, यो छोरा मान्छेको कामै होइन, अर्काको काममा हात हाल्दैमा हुन्छ? गुमु तर्काउन जान्नु परेन।
3: रमा लाउन समाउ भने छोरीलाई, लुगा फेर्दो छिटो। जम्मै जीवनभरि अरे शिव,
0: अघिसम्म त मेरी छोरीले बाबा भनी भनेर तिन बित्ता उफ्रेका थियो त, यति लुगा फेरिदिन सक्दैनौ?
1: त्यही त, अब बाउले गुमु छोरेर बस्छ अनि त चाहिँ उप्पर खुट्टी लाएर बस जहिरे।
0: छोरी मेरो मात्र होइन उसको पनि हो क्यारे, यति लुगा फेरिदिँदा चाहिँ के बिग्रिन्छ र आमा। छोराले गर्दा चित्त दुख्छ भने कि सबै आफै गर्नुहोस्।

0: Le un grain cendré.
1: यस्तो दुई थोमा चाहिँ
2: रामकाजीले चट्न मिल्ने हो यार, बियरको बोतलभित्र नै जिब्रो घुसाएर चाट्थ्यो होला है हरिस।
0: यस्तो चाहिँ होइन ल, अब जस्तो छस् नि उसले पनि त्यस्तै ठान्छ कि
3: हे। के बोतल चाट्ने कुरामा झगडा गरेर, हात त बियरले नुहाए पनि पुग्छ बुझिस केटा। अझै चौचौको कार्टुनभित्रको बियर झिक् त
0: उखाएर राखेर रहेछ त, मलाई किन सक्यो भनिस्।
2: तँलाई सक्यो नभनेको पो, अहिलेसम्म तेरो हालत हेर्न नहुने भइसक्यो। कुन चाहिँ खाडालाई तानो टाङ लगाइसक्यो होइन तारी
3: पोहोर तिहारमा देउसी खेल्न जाँदा जस्तै हुन्थ्यो फेरि।
0: फर्स्ट टाइम खाँदाखेरि त्यस्तो भइहाल्छ नि,
3: फर्स्ट टाइम खाएर होइन त सालेले गति छाडेर त्यस्तो भएको। खोइ हामीले आजसम्म जति नै झ्याप भए पनि तैँले जस्तो पानीमा पिसाब फेर छैन।
0: खासमा यो खानै नहुने चिज हो के, खानै नहुने।
2: खान त मिल्दै मिल्दैन नि, पिउने हो केटा हो। ल केटाहरू मौज गर्ने है त, रुक रुक सबैले एकैपल्ट खोल्ने है त, एक दुई तिन। सोनाम दाईको बिहा त हामीलाई पो लाग्यो है यार।
3: बिहा जोसुकैको होस्, हामीले मौज गर्न पाए भइहाल्यो नि भने त अझै
2: ठिक्क भनिस् तैले।
3: ल चियर्स है केटा।
2: बल्ल नाच्ने खालको गीत बजे
3: यार। अझै त डान्स बबा राम्रो गर्छस्।
2: हरिस तलाई आफ्नै दाईको सालीसँग रामकाजीको वर्ण वर्ण लागिसकेको छ भन्ने चाहिँ तँलाई थाहा छ कि छैन?
3: ओए साँच्ची हो,
0: हल्का प्रोसेस नै चल्दैछ यार।
3: मलाई भन्दैन उसलाई,
0: उसलाई चाहिँ भनिहाल्छु नि, किन टेन्सन लिन्छस्? बरु तेरो सुन, त्यो कुसुमा कस्तो चल्दैछ तेरो?
2: यसले के भन्न पर्छ र, हाम्रो हिरोको लभ स्टोरी त फिल्मको जति फेमस छ होइन त हरिस?
3: त्यो त हिरो हो,
0: यसलाई के हिरो हिरो भनेर चढाउँछ यार? यो हिरो भइदिएको भए अहिलेसम्म त्यो हिरोइनले आफ्नो भनेको छ। हेर केटा हरिस, आफूलाई फिल्मको हिरो मात्रै ठानेर पुग्दैन के, काम पनि हिरोको जस्तै गर्नु पर्यो नि, सक्दैनस्? मलाई नकरा भनेर हुन्छ? अस्ति त्यो नवीनले कुसुम कर्कैसँग बिहा हुन लागेको छ भन्थे, त अब यहाँ हिरो भनेर बस्दा कुसुमलाई अर्कैले त्यता उडाइदिएला है केटा, याद गर।
3: कुरा नगर रामकाजी, त्यस्तो त म कुनै पनि हातमा हुनै दिँदैन बुझिस्।
2: के गर्छस्
3: हे राख्तिमाहरू, कुसुमलाई भगाएर बिहे गर्न सकिनँ भने मेरो नाम पनि हरि छैन। ल
0: हेरौँला, हामी पनि हेरौँ।
4: कसलाई भगाएर बिहे गरे रे
3: दाई? कसलाई पनि होइन,
4: मैले तँलाई धेरैचोटि भनिसकेँ हरिस, कुसुमको बारेमा नचाहिने कुरा गर्दैन है भनेर।
3: मैले के नचाहिने कुरा अरे, त्यतिकै गराउन आउँछ?
4: हेर हरिस, तैँले भर्खर साथीहरूसँग कुसुमको बारेमा के कुरा गरिस् भन्ने मैले सबै सुनिसकेँ।
3: सुने के त म अरू कुरा गरेँ अरे?
2: चुप हरिस, चुप चुप लाग।
3: म किन चुप लाग्ने,
4: व्रत नबोले हरिस।
3: मैले जान छु तँलाई, मलाई लडाए
2: हरिस छोड्दैन भयो के
3: छोड्छु त्यसलाई, हात तैँले मलाई ढकाली छैन सौगाते,
2: के गर्छ
3: दुई चार दिनमा हेरिराख न, तर मेरो खुट्टा ढोक्ने बनाएन छोरी, मेरो नाम हरिस मगर होइन।
5: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
6: गत हप्ता सोधेको प्रश्न थियो, उत्सवकिसाली रंगमतीको विवाह कोसँग भएको हो? यसको सही उत्तर हो हिक्मत। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत काठमाडौँबाट सुलभ घिमिरे, डडेलधुराबाट राजेन्द्र बिक, उदयपुरबाट विपना परियार र दाङबाट गीता मगर विजेता बन्नु भएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, बाल बालिकालाई अनुशासन सिकाउने नाममा के दिनु हुँदैन? क माया, ख दण्ड सजाय। प्रश्न फेरि एकपटक, बाल बालिकालाई अनुशासन सिकाउने नाममा के दिनु हुँदैन? क माया, ख दण्ड सजाय।
7: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार सुरुमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 94।
2: के भयो आमा, के को हल्ला खल्ला हो?
3: के हुनु मोहन, हेर्न यता तेरो भाइको उपति के नै बिजनेस गर्छु भनेर काला कुखुरा पाल्न थालेछ। बिरालोले एउटा कुखुरा त समाइहालेछ, त्यही धपाइराख्यो नि।
2: ए कडकनाथ पालेछ दाइ त भन्दै थियो उत्सवले, बडा सप्रेका रहेछन्। थाहा छ आमै, एकदम फाइदा छ यसमा, राम्रो पैसामा बिक्छ, नाफा आए चाँदीका कम्पनी माला किन्दैला त भाइले।
3: चाहिएन कसैको केही, अर्काको भरा कुखुरा छोडेर आफू कता पिकनिक सिक्निक खान गइरहेछन् त्यसका सन्तान। यो साउन मासा के को पिकनिक होला? दाजु घर आछ, जनैपुर्या आइराखेछ, घरै चाड मनाए हुन्थेन र बिना स्वादे। यता बेन्ची अब
2: भइगयो नि त, साथीहरूसँग गएको होला, अलि बेरमा त आइहाल्ला नि, किन गाली गर्नुहुन्छ बेकारमा?
3: मेरा गालीले छोए पो तिनीहरूलाई, मलाई त यिनीहरूमा ठुलै दोख छ कि झै लागिरहेछ, बुझिस् मोहन? त आछस्, यही बेला भूत शुद्धि गरिदिनु पर्छ कि क्या हो?
2: आमा पनि अहिलेको जमाना पनि के को भूत र सुत हो, तपाईँ पनि हँसाउनुहुन्छ।
3: तँलाई हाँसो लाग्यो होला, भूत हुन्छन् के भूत हुन्छन्।
2: भूत त हुन्छन् आमा, तर सबै कथा कहानीमा मात्रै, त्यही भएर भूत लाग्यो भूशुद्धि गरौँ भनेर दुनियाँका अगाडि हाँसोको पात्र नबन्नु के।
3: होइन, तिमीहरू मैले नै जन्माएका छोराहरू त हौ नि साँच्चीकै।
2: खोइ त अब त्यो कुरा त तपाईँलाई नै थाहा होला, हामीले त हाम्री आमा भनेर तपाईँलाई नै हो चिनेको।
3: मेरै छोराहरू हौ भने मेरो कुरामा किन विश्वास लाग्दैन तिमीहरूलाई? ठुलो पनि उस्तै, कान्छो पनि उस्तै, बुहारी भनाउँदाहरू त अर्काकी छोराहरू भइहाले, नाति नातिनाहरू जहिले ब्याज।
2: जमाना अनुसार बद्लिनुहोस् के आमै, नभएको कुरामा हाम्रो जमानामा यस्तो हुन्थ्यो उस्तो हुन्थ्यो भनेर अड्डी नकस्नुहोस्, तपाईँलाई सबैले मानेकै त छन् नि।
3: ए तैँले पनि मैले भनेको किन मान्थिस् र? चौघारा रुवाउँदै छोडेर गएको त होस्, मैले थाहा नभएर
2: फेरि पुरानो कुरा
3: हो नि त। मेरा दुवै छोरालाई तिनका स्वास्नीहरूले इन्द्रजाल लाए कि टुना मोहनी लाए कुन्नी, मेरा कुरै सुन्दैनन्।
2: अब यस्ता जादु टुना मोहनी मन्त्र आदिका कुरा नगर्नुहोस् के, भाइ बुहारी मेहनती नै छन्, मिलेर बस्नुहोस् न। अब तल विलासनगरतिर जाउँ भनौँ भने तपाईँ गर्मीले टिक्नुहुन्न।
3: बरु लानु मन छैन, यही थच्यौ आमै भन्न।
2: नरिसाउनुहोस् न आमा, तपाईँलाई यही ठिक छ के, पहाडको चिसो पानी खाएर हुर्केकालाई तराईको पानी मिठो लाग्दैन, अनि फेरि म बेला बेलामा फल फूल मिठाई लिएर भेट्नु त आइहाल्छु नि।
3: छोरा कस्ता हुन्छन्, बुहारी कस्ता हुन्छन्, सबै देखिसके भोगिसके मैले, अरू के चाहियो र यो भन्दा? के भनेदेखि उसरी त मलाई पनि माझकोट छोडेर कतै जानु छैन छोरा।
2: सुन्नुहोस् आमा, कहिलेकाहीँ म कस्तो छु भनेर आफूलाई पनि ऐनामा हेर्नुपर्छ के, सधैँभरि अर्कालाई मात्रै दोषी देखेर हुन्छ र?
3: के भनेदेखि जसको दोष छ उसलाई दोषी त देख्नै पर्यो नि।
2: तर मेरो नजरमा त उत्सव र रमाको पनि खासै दोष देख्दिन।
3: भयो भयो भयो, मैले तेरो सबै कुरा बुझिसके। मेरो भाग्यमै भाबीले दुई दुईवटा छोरा भएर पनि बुढेसकालमा एक्लै बस्नुपर्ने लेखेको रहेछ भने कसैले मेटेर मेटिन्न भइगयो।
2: भाबी साथी केही होइन आमा, सब कुरा आफ्नै कर्मको लेखा हो।
3: त आएर भाइ बुहारीलाई सम्झाउलास् कि भन्ने आश थियो, त्यो आश पनि मर्यो। अब मलाई तिमीहरू कसैको अनुहार हेर्नु पनि छैन, कसैको गास्से लाग्नु पनि छैन।
2: त्यति कामले मलाई बोलाएको हो भने सम्झाउनसम्म त म सकुँला, तर कर चाहिँ गर्न सक्दिनँ है।
3: भयो नि त, भयो भयो भयो, अब मलाई तिमीहरू कसैको अनुहार हेर्नु पनि छैन, कसैको गास्से लाग्नु पनि छैन।
2: त्यति कामले मलाई बोलाएको हो भने सम्झाउनसम्म त म सकुँला, तर कर चाहिँ गर्न सक्दिनँ है।
3: भयो नि त, भयो भयो भयो, जा अबदेखि तेरा फलफुल मिठाई उतै खोलामा बगाए, मेरा लागि दुःख पाउँदै त यहाँसम्म आउनु पनि परेको छैन, यो धरतीमा आएको पनि एक्लै जाने पनि एक्लै।
2: हे भगवान्, यी आमालाई पनि कति सम्झाउनु, मैले केही भनेर सम्झिने होइन।
3: जा गइहाल त यहाँबाट, गइहाल यहाँ नबस।
4: कुसुम पानी आयो,
5: बाल्टी थापे नि त।
4: उठ्न बस्नु पनि भएको छैन।
6: तपाईँ कसैले मरुन्जेल एक्सर्साइज गर्नु भनेको थियो त है?
4: हेर मलाई, 3 महिनामै 5 किलो मोटाइसके, यस्तै तालो भने त म त हात्ती हुन्छु होला।
6: हो त्यो चाहिँ हो, त्यही भएर मैले तँलाई धेरै नखा भनेको होइन।
4: अनि भोक लागेपछि खानु परेन?
6: अँ हो, खानामा कन्ट्रोल नगरी वेट घट्दैन भन्ने थाहा छैन तँलाई?
4: हे, मजाले एक्सर्साइज गरेपछि घट्छ अरे क्या? बरु तँ पनि अहिलेदेखि नै एक्सर्साइज गर्न थाल, मोटाएपछि त घट्ने गाह्रो हुँदो रहेछ। मुस्काइस केटी, के भयो?
6: हिजो तैँले मलाई स्कुलमा सिकाइदिएको एक्सर्साइज थियो नि, त्यो घरमा मैले सौगात दाइलाई देखाउँदै थिएँ। बुवा त पर बसेर हाँसेर हेरिरहनु भएको रहेछ क्या, मलाई त कस्तो खुसी लागेको।
4: ए हो, ए ओ साँच्ची, कञ्चनले खै के त्यो सौगात दाइले के गर्नुभयो भन्दै थियो त?
6: ए त्यो कञ्चनको बिहाको कुरा चलाएछ के, अनि सौगात दाइले त्यही बिहा रोक्नु खोज्दै हुनुहुन्छ।
4: किन?
6: कञ्चनको बिहा गर्ने बेला भएको छैन भनेर नि।
4: छोड्दै
6: ब्यासाको कुरा नगरौँ, छोड्दै बरु आइज, यो लुगा पखाल्दै यति
4: कस्तो रहेछ बाँधनी गर्न। हस् म्याडम, हस्। हेलो आइस्ताई, कहिले आएको तपाईँ?
7: म अस्ति आएको, तिम्रो के छ गौरी?
4: सब ठिक छ दाई।
7: अनि मोटा छौ त?
4: सरले त्यस्तै भन्छ भने।
7: तिमीहरूको लुगा त थुप्रो रहेछ त, होइन धोइसक्नु कतिहरू लाग्छ?
6: किन दाई?
7: नुहाउँ कि भनेर आएको थिएँ।
6: ए नुहाउनु न त, यहाँ गौरी त यतापट्टि लुगा पखाल त।
4: ल दाई, नुहाउँदा हुन्छ है?
7: होइन ठिक छ ठिक छ, तिमीहरू पखाल न पहिला।
6: तपाईँलाई हतार छैन र दाई?
7: हतार त त्यही इन्दु माइजूको बाहिर कता जानु छ अरे, छिटो गरेर नानीहरू आइदिनु है भन्नुभएको थियो।
6: त्यसो भए नुहाउनु नि त दाई।
7: होस् होस्, तिमीहरू सिद्ध्याउन पहिला।
6: ओए त्यतिकै किन हाँसे कि त ओए।

0: होइन कि आयुषालाई हाम्रो अघि नुहाउन लाज लागिरहेको छ कि, खै त तैँले बुझेको भने होइन आयुषै
1: ए हो दाइ सरी दाइ, दाइ लाज मान्नु पर्दैन,
2: लाज छैन छैन मानेको छैन,
0: होला होला लाज नमाना भए किन कान रातो हुन्छ त। ओ कुसुम, तेरो त्यो त्यो एउटा कविता थियो नि के रे त्यो, त्यो के त्यो आकाशको के चरिँदै डुल्न पाए अनि त्यो लाजको पर्दा च्यातिदिन पाए कुनै के चरी,
1: ओ अर्का कविता बिगार्दैस
0: है खै के के त्यो के पो थियो त, मलाई आएन कि ल तै सुनाइदियो त एकचोटि,
1: नै भन्दैन
0: भन्न हौ के भाउ खाकी
1: भन्नु,
2: त्यही त भन न म पनि सुनौ,
1: तैँले भनेर मात्रै भन्नु मन पर्यो सुनौ है। आकाशको चरी झै स्वतन्त्र उड्न पाए, लाजको पर्दालाई दुई हातले बेस्मरी च्यातिन पाए, जीवन कति सुन्दर हुन्थ्यो होला स्वच्छन्द स्वतन्त्र त्यो पन्छी बन्न पाए।
0: अहिलेलाई यति मात्रै थाहा छ यस्तै, पहिला पहिला कवि बन्छु रेडियोमा कार्यक्रम चलाउँछु भन्ने मान्छे आजकल कविता लेख्ने सुनाउने केही गर्दिन।
2: कुसुमले आफ्नो सपना बिर्सिने त्यो त हुँदै हुँदैन नि, कुसुम तिम्रो लागि एउटा राम्रो प्लेटफर्म छ, प्रदेश स्तरीय कविता प्रतियोगिता हुन लागेको छ है, त्यसमा भाग लिऊ न, फोन गरेर पनि आफ्नो नाम टिपाउन मिल्छ।
1: होस् तै
2: लो किन
1: त्यत्तिकै
2: ल म लेखाइदिऊ त तिम्रो नाम
1: पर्दैन तै, मलाई आजभोलि कवितामा रमाउनु भनेको कल्पनामा रमाउनु जस्तै लाग्छ, म यथार्थमै रमाउन चाहन्छु।
2: कुसुम त्यसो भए के तिमी अब कहिले पनि कविता लेख्दैनौ त?
1: भाइ चटपटी बनाइदेऊ त, म त पानीपुरी पनि खाने हो, भाइ पानीपुरी पनि बनाइदिनु है।
3: ए भइहाल्छ नि,
1: कस्तो सबै एकैपटक हो त, अनि खुसबुले नपर्खिने यहाँ बन्दै गर्दा त्यो पनि आइहाल्छ नि। अनि बिन्ता तैँले कम्प्युटर पढ्ने भने होइन, उयो ठेलामा हेर त के छ र त्यहाँ टाँसेको पोस्टर हेर्न देखिनस्।
4: कुन त्यो कम्प्युटरको?
1: ग्रुपमा सिक्न आउनेलाई विशेष छुटको व्यवस्था भनेर लेखा छ त।
4: अनि के गर्ने त?
1: के गर्ने भन्छ, ग्रुपमा जाने अनि छुटमा पढ्ने नि।
4: अनि कसरी हुन्छ त, तपाईँ पनि कता सिक्न जान थाल्यो भने होइन?
1: सिक्ने थाले त छैन तर कुरा चाहिँ भएको थियो।
4: अनि के म एक्लैको ग्रुप बनाउनु त?
1: होइन भने हामी सबैको एउटा ग्रुप बनाए त भइहाल्छ नि।
4: को कसको ग्रुप बन्छ भन् त? हामी दुईजना, अनि आयुषले पनि सिक्ने भन्दै थियो, अनि नवीना पनि हुन्छ, किशन पनि पढ्ला, एउटा ग्रुप त बन्ला जस्तो यार।
1: अरू त आउला नि तर आयुषको चाहिँ खासै टुङ्गो छैन।
4: किन?
1: अब किन हुनु, त्यो आफ्नै तालमा हुन्छ जहिले पनि, हाम्रो कुरा सुन्ने भएको।
5: हेलो रोजिना विनिता के छ?
1: ठिकै छ रोहन दाइ, अनि आज त बाइकमा पो घुमिरहनु भएको छ त?
5: यसो आज बजारतिर यसो घुमिदिउँ न भनेर। साँच्ची तिमीहरूले आयुषलाई देखेनौ?
4: त्यो त तपाईँलाई नै थाहा होला नि, जहिले तपाईँसँगै हुन्थ्यो त।
5: कहाँ मसँग हुनु, मसँग भेट नभएकै एक हप्ता भइसक्यो।
1: किन किन खोज्नु भयो र दाइ आयुषलाई?
5: उता गेममा एउटा फर्म भर्नु थियो, खेलाडी नै गायब भएर फर्म नै भर्न पाएको छैन भने हेर न।
1: कस्तो फर्म भर्ने हो र?
5: खेलाडी छनौटको फर्म हो, अहिले यो फर्ममा नाम छुट्यो भने पछि गेम खेल्नै पाइन्न, खेलाडीले नै कुरा नबुझेपछि के गर्नु हेर न।
4: अनि फोन गरेर बोलाउनु न त, यतै भए आइहाल्छ नि एकैछिनमा।
5: त्यसले मेरो फोनै उठाउँदैन।
4: तैँले फोन गर्न रोजिना, अब फर्म नै छुट्न लाग्यो भए खबर पनि गरिदिनु पर्यो।
5: कस्तो मान्छे, त्यही त
1: एकछिनै म गर्छु।
5: कस्तो
1: खै फोन नै लागेन,
5: तिम्रो पनि लागेन,
4: एकपटक कोठामा गएर चेक गर्नु न।
1: कहाँ कोठामा हुन्छ, आज त्यो कोठामा छैन।
5: त्यसको कोठामा त म तिनचोटि गइसकेँ, जति बेला पनि त्यही ताला झुन्ड्याएको हुन्छ।
4: त्यसलाई त अस्ति विवेकसँग देखेका थिए, विवेकसँग पो छ कि?
5: ल ल तिमीहरू बुझ्दै गर, कन्ट्याक्टमा आयो भने तुरुन्तै सम्पर्क गरिदियो है, पानी पर्ला जस्तो गरेछ, म त जान्छु ल, ल बाई बाई।
1: यो चटपटीका फ्यानहरूले के गर्दैछन्, खाइसक्यो चटपटी?
4: छैन, त्यसले बनाएकै छैन, अब ल्याइदिएला।
1: अनि को त्यो बाइकमा, विवेका थियो?
6: होइन रोहन हो।
1: ए रोहन आएको थियो, के भन्थ्यो?
6: आयुषलाई खोजिरहेको थियो।
1: आयुषलाई किन रे?
6: खै के फर्म भन्ने कुरा गर्दै थियो, आयुष नभएर रोकियो रे।
1: के को फर्म रहेछ, अझ त्यस्तो फर्म भन्ने त खासै केही छैन।
4: त्यो खेलाडी सेलेक्सनको रे, त्यही भने होइन रोजिना?
6: त्यही भन्दै थियो।
1: के रहेछ त,

0: तर किसिमले आफै आफ्नो निर्णय लिन सक्ने अवस्थामा भनौँ, अहिले किसिम विद्यालयसम्म जाने अवस्थामा चाहिँ हाम्रो समाजमा त्यस्तै अवस्था छ र हामीलाई गलत पहिचानबाट हामीलाई सही ट्र्याकमा ल्याउनको लागि र पूर्णा फलले यो नाटक उत्पादन गरिदिनु भएको छ, हामी यहाँलाई धन्यवाद दिन चाहन्छौँ।
1: गत हप्ता सोधिएको प्रश्न थियो, यौन दुर्व्यवहारको बारेमा चुप लागेर बस्नु सही हो कि गलत? यसको सही उत्तर हो गलत। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कञ्चनपुरबाट अविनाश राणा, स्याङ्जाबाट राजु नेपाली, बाजुराबाट दीपशिखा शाह र मोरङबाट उर्मिला राजवंशी विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने सबैजनालाई धेरै धेरै धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, प्रदेश र संघीय तहको निर्वाचन कहिले हुँदैछ? प्रश्न पुनः एकपटक, प्रदेश र संघीय तहको निर्वाचन कहिले हुँदैछ? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 98।
2: एक्सक्युज मी।
1: हजुर भन्नु त।
2: यहाँ सतीश सर हुनुहुन्छ होला? हिजो फोन गर्नुभएको थियो, रेड क्रसबाट बोलाएको, भोलि भेट्नु है भन्नुभएको थियो।
1: ए, ब्लड डोनेट गर्नुभएको थियो होइन?
2: हजुर, 4-5 दिन अगाडि कलेजको कार्यक्रममा गरेको थिएँ।
1: ए, बस्दै गर्नु न सर, भर्खरै उता प्रशासन जानुभएको छ, म पठाइदिन्छु।
2: ए, ल ल।
3: तपाईँले ब्लड डोनेट गरेर त मलाई भन्दै गर्नुभएको थिएन त?
2: तैँले पनि त सोध्दै सोध्दै थिइनस् नि।
3: भने भए त म पनि दिन्थेँ नि।
2: ल, मलाई पो भन्छ, कलेजमा त्यत्रो साथीहरू हुँदा त चाहिँ कहाँ हरा थिस् र? कि डेटिङतिर गएको थिस्?
3: कहीँ गएको थिएन, त्यस्ता डेटिङ जाने त तपाईँले पो भेटिन्छ नि त, हामीलाई त कसले पत्याउँछ र?
2: ए, त्यस्तो पो? अस्ति बिहानै बिहानै प्रतीक्षालयमा बसेर खुब मस्किरहेको थिस् त, कि थाहा छैन भन्ठाने छस्?
3: कसले भन्यो तपाईँलाई?
2: जसले भयो नि भन्यो, हो कि होइन भन् त?
3: बिहान साइक्लिङ गएको बेला भेट भएको थियो, छाड्नु यस्ता कुरा। बरु भन्नु न, किन बोलाएको हो तपाईँलाई यहाँ?
2: त्यही कुरा त बुझ्न सकिरहेको छैन नि मैले नि।
3: ब्लड डोनेसन गर्नेलाई प्रमाणपत्र पनि दिने भएर हो कि?
2: खै, त्यस्तो भयो त अरूलाई नि बोलाउनु पर्ने।
3: अब तपाईँलाई कलेजको लिडर जस्तो मानेर बोलाएको पनि त हुनसक्छ नि।
2: खै, के हो?
3: आए जस्तो छ। ए, हो क्या हो सतीश सर हेर्नु त,
2: म पनि कहाँ चिन्छु त।
4: भाइहरू नि हो भेट्न आउनु भएको?
2: हजुर सर, नमस्कार।
4: ए, नमस्कार। ए, तपाईँहरू जनता क्याम्पस विलासनगरबाट होइन?
3: हजुर सर, हजुर।
4: ल, ठिक छ। अनि विवेक?
2: हजुर सर, मै हो।
4: ए, तपाईँ नै हो? अनि उहाँ चाहिँ?
2: मेरो साथी आयुष।
4: ए, ए, उहाँले नि ब्लड दिनुभएको थियो?
2: उसले होइन सर, मैले मात्रै हो।
4: ए, ए, ल ठिकै छ। म चाहिँ विवेकजीसँग एक्लै कुरा गर्छु होइन। आयुषी, तपाईँ चाहिँ दुःख नमानिकन एकछिन बाहिरतिर बस्दै गर्नुहोस् न है।
3: ए, भइहाल्छ नि सर, यसमा के के दुःख मान्नु र?
4: अनि छ नि विवेकजी।
2: हजुर सर।
4: तपाईँले यसभन्दा पहिले कतै ब्लड दिनुभएको थियो?
2: छैन सर, पहिलो पटक हो।

0: कस्तो फिल भयो त ब्लड डोनेट गर्दा?
1: रमाइलै भयो।
0: एउटा कुरा बताइदिनु न मलाई।
1: के कुरा सर?
0: कहिले एक्सिडेन्ट परेर वा बिरामी भएर तपाईँलाई ब्लड चढाउनु पर्ने भएको थियो?
1: एक्सिडेन्ट त परेको छु, ब्लडै चढाउनु पर्ने त भएको छैन सर।
0: अनि विवाह गर्नुभएको त छैन नि?
1: गरेको छैन सर।
0: साथीभाइसँग रमाइलो कतिको हुन्छ त?
1: यसो कहिले काहीँ
0: कहिले काहीँ केटी साथीसँग पनि बस्ने घुम्ने पनि हुन्छ होला नि, होइन?
1: अहिलेको जमानामा अलिअलि नगर्ने को होला र सर? तर यो सबै किन सोध्नु भएको छ?
0: मैले यो सबै सोध्नुको कारण तपाईँको ब्लडमा खराबी देखाएको छ।
1: ए,
0: जुन ब्लडहरूलाई दिन पनि मिल्दैन, त्यही भएर तपाईँलाई बोलाएको हो। अब यहाँ हामीले जाँच गर्ने भनेको प्रारम्भिक मात्र हुन्छ।
1: हजुर।
0: अब यहाँ खराबी देखिँदा बित्तिकै त्यस्तो भइहाल्छ भन्ने पनि हुँदैन।
1: हजुर हजुर।
0: त्यसैले विवेकजी, म तपाईँलाई एउटा सल्लाह दिन्छु।
1: के सल्लाह छ?
0: तपाईँले एकपटक अन्त गएर पनि चचाउनुहोस् विवेकजी, किनभने तपाईँको ब्लडमा एचआइभी देखाएको छ।

0: को हो?
1: हामी आउँदै हामी
0: एकछिन है ए उत्सव रमा
1: हजुर
0: ल आऊ न भित्र आऊ
1: नमस्कार दाइ नमस्कार
0: नमस्कार नमस्कार बसम बसम आऊ अनि के छ खबर
1: ठिक छ दाइ हतार हतारमा डेरा सरियो सरसाउन मिलाउनै बाँकी छ भने
0: एकछिन है त यो रेडियोको
2: ल हेर हामी भन्दा पछाडि कोठा सरीको मान्छेले सरसामान मिलाइवरी कस्तो चिटिक्क पारिसक्नु भएछ कस्तो राम्रो
1: त्यही त हामी भने ललिता भाउजू अवश्य बिजी हुनुहुन्छ दाईलाई एक्लै सामान मिलाउनु गाह्रो हुन्छ होला भनेर सहयोग गर्न आइटो बोलेको
0: ए हो र
1: हो नि त बरु टक्क लाएर जगतलाई पनि हाम्रैमा सामान मिलाउनु पो लैजानु पर्ला जस्तो छ त ऊ त हाम्रोमा पनि सामान असरलै छ
0: हो र
2: त्यही त यहाँ त हेर त कस्तो राम्रो बनाउनु भएको कि भित्तामा काँटिनी नठोकेर पनि सामान यसरी मिलाउन सकिँदो रहेछ है बच्चाहरू पढ्ने टेबल किताब कापी र खेलौना समेत कति मजाले मिलाउनु भएको कि एक्लै पनि
3: कति राम्रो है
0: यो सबै मैले एक्लैले मिलाएको होइन नि
1: ल अनि कसले त भाउजूले यी ललिता भाउजू पनि सक्ने हुने काम गर्न त टक्क लाएर अफिसमा नि भ्याएकै छ घरमा पनि सम्हालेकै छ भने
0: ललिताले त झन् हात समेत लागेको छैन यसमा
2: अनि कसले मिलायो त दाई
0: कन्सेप्ट लजुको काम सबै मेरो
2: ए आमै लजुलाई यस्तो डिजाइन पनि आउँछ
0: यो घरमा आइसकेपछि यी सबै सरसामान कुन कता राख्ने पढ्ने कोठा कुनलाई बनाउने कोठाहरू कसरी सजाउने भन्ने कुरा सारा कन्सेप्ट उसैको मैले त उसले हराएको काम मात्रै गरिदिएको यताको यता यताको यता
1: बच्चाहरूलाई बेलैमा सबै कुरा सिकाउँदै लाँदा त्यसको फाइदा पनि देखिहाल्ने है जगत दाई
0: अनि त मलाई पो जता पुगे पनि डेराइमा बस्नुपर्ने थियो त्यसमाथि अन्टीले पनि कोठा खाली गरिदिनु भनिसक्नु भएको थियो सर्नुपर्ने बाध्यता आयो तिमीहरूले चाहिँ तातो रिस नगराए हुन्थ्यो क्या उत्सव भाइ
1: दाई पनि अब सबै घटना तपाईँ केही आँखै अगाडि भएको होइन र सबै कुरा देखे पनि नसोध्नु नरहर हो कि बाध्यता भनेर दाई
0: त्यो त हो अब हामी पनि अरू 12-15 दिन जति बसिन्थ्यो होला अब तिमीहरूले नि त्यो घर छोडेर हिँडेपछि 3-4 दिनमा हामी पनि सरिहाल्यौँ
1: रहरले त आफ्नो घर छोडिने नि जगत दाई ठुल्दाईले पनि आमाको कचकच सहन नसकेर घर छोडेर विलासनगर हानिएको हो बहिनीसँग पनि आमाको खासै कुरै मिल्दैन
0: अनि
1: अब आमासँग कुरा मिल्ने भनेको मेरै थियो जगत दाई म कहिले बाजाबाज गर्दैनथेँ आमाले बोले पनि मैले फर्काउँदैनथेँ अब मैसँग पनि आमाको कुरा मिल्नै छाडेँ कतिन्जेल अर्काको डहन सहेर बस्न सकिन्छ र दाई मैले पनि त मेरो बच्चाको भविष्य त हेर्नु पऱ्यो नि होइन र
0: बच्चाकै लागि भनेर त्यो घर नै छोडेछौ के गरे आमाले भइगयो तितो नमिठो कुरा बिर्सिम् फर्किआइज भन्नुभयो भने जाँदैनौ
1: जान्न दाई त्यसै त्यो घर छोडेर कहाँ आऊ त म
0: किन त अनि
1: बच्चा बच्ची जन्मदैमा सबै कुरा राम्रो हुँदो रहेनछ दाई उनीहरूलाई गतिलो चालचलन बानी बेहोरा र आनी बानी पनि सिकाउनु पर्ने रहेछ भन्ने कुरा मैले बल्ल यति बेला सिक्दैछु
0: अनि त्यसो भए समस्या के भयो त
1: तर हाम्रो आमाले कहिल्यै सिक्नु भएन समस्या त्यहाँ भयो दाई खालि संस्कार रीतिथिति भाग्य भनेछ रूढिवादी कुरा मात्रै गरेछ मैले केही गर्न खोजे पनि उल्टो उल्टो कुरा मात्रै बुझ्दिनँ त्यसरी कहाँ हुन्छ र जगत दाई
0: अब सधैँभरि निम्पोली आन्टीले यस्तो किन गर्नुहुन्छ होला र एक न एक दिन त ठिक हुन्छ होला कि उत्सव भाइ
1: खै दाई मलाई त त्यस्तो लाग्दैन त्यही भएर मेरो लागि त्यो घरमा फर्केर जान सधैँको लागि ढोका बन्द भइसक्यो दाई सायद अब कहिल्यै खुल्दैन
4: बराडीको डबरा ठिक पार्नु भएको छैन जन्ती तल्लो परेर लिएर आइसके
5: पारिसके त
4: उत्तम दाई त जग्गेमा छैन भन्दै हुनुहुन्छ त
5: होला होला राखे जस्तो लाग्छ त जग्गेमा टपरा छैन र
6: छैन
5: कहाँ राखे त भित्र अर्गेना छेउ पो राखेको छु कि एकपटक हेर त रिता
7: सस्ले हाले
8: अब जग्गेमा राख्नुपर्ने टपरा भित्र राखेर हुन्छ त
5: खै म त अलमल्ल परेको छु भन्या गुडादेवी काकी आफ्नै घरमा पनि केही मेसो नपाएको जस्तो भएको छ
7: हो त्यो त आफ्नै घरमा मैले जति पनि मेसो पाउनुहुन्न तारा दिदीले काममा भन्दा धेरै दौडा दौड गरेर छोरीको बिउ उतार्ने हुनुभयो दिदीले
5: कस्तो केही थाहा नपाएको जस्तो गरे कि होला हो यो इन्दुले म आत्तिएको कारण तिमीलाई थाहा छैन र
7: अब हेर यस्तै हो पहिलो पहिलो व्यवहार कहाँ मेसो पाइन्छ र बिस्तारै सबै कुरा सिकिन्छ नि
3: यत्रो ठुलो व्यवहार गर्दा अलिअलि अलमल त भइहाल्छ नि।
5: व्यवहारको तनाव त आफ्नै ठाउँमा छ, हामीलाई त नि त्यो भन्दा ठुलो तनाव त तपाईँको भतिजोले पो दिएको छ गुरुदेवी काकी। हिजो पनि आएको थियो त्यो सौगाते
2: हो र
5: अत नि, कुनै पनि हालतमा बिहे हुन दिन्न भनेर पो गएको छ त। आफ्नो छोरीको बिहे गर्नु पनि अर्काको डरमा बस्नु परेको छ।
4: त्यस्तो भनेर कहाँ पाइन्छ, तिनले दिएर गरिदिने नदिएर नगरिदिने भन्ने हुन्छ र।
3: खै मेरा देवरका छोराछोरी त कस्ता भए भए, बाजे बराजुले यत्रो दुःख गरेर राख्या नाम माटोमै मिलाइसके
4: हो भने।
6: ए इन्दु
4: हजुर,
6: एकपटक यता आऊ न, एक्लै टपरा ल्याउन अप्ठ्यारो भयो के।
4: ल ल
5: इन्दु, एकपटक कञ्चनलाई सिँगारिसके कि सकेनन् पनि हेर है, जन्ती आइसके त।
3: हुन्छ।
9: खै जाब त्यति टपरा ल्याउन पनि कति बेर लगाएको
4: इन्दु, कति बेर लगाएको भन्या। आयौ आयौ, यहाँ राख्ने हो पण्डितमा।
10: हो त्यो कलशमा नर्याम्नु है, हो त्यसै राख्छ।
9: गुरु पहिला जन्ती पर्सि नि कि।
10: होइन होइन, पहिला बेहुलीको बाबुले बेहुलाको हातमा मात्र ल्याएर बरणी सक्ने, बरणी सकिसकेपछि मात्र जन्तीलाई पर्सिने हो।
9: ए ल ल हुन्छ गुरु।
10: ए उत्तम भाइ, बेहुलालाई उडाउने छाता छ होइन?
9: गुरु छ छ।
10: ए खोइ कहाँ छ त, निकालेर राख्नु पर्यो नि।
9: हुन्छ गुरु।
5: सुन्नुहोस् न एकछिन यता आउनुहोस् त, त्यहाँ पण्डित बालाई नि छिटो छिटो बिहा सक्नु भन्नुहोस्।
9: किन,
4: हिजो पनि आएको थियो त्यो सौगाते।
9: त्यस्ता जाबाले भनेर को डराउँछ, मेरी छोरीको बिहे त्यसले गर्न नदिएर पाउँछ।
10: उत्तम भाइ ल छिटो गरौँ छिटो, बेहुलालाई छाता उडाउन जानु पर्यो।
9: हस् गुरु।
11: उहाँ हो सर बेहुलीको बुवा।
12: ए तपाईँले त आफ्नो छोरीको उमेर नै नपुगी बिहे गरिदिँदै हुनुहुन्छ अरे, हँ के हो कुरो।
9: होइन कसले भन्यो तपाईँलाई, हाम्री कञ्चन त 22 वर्षकी भइसके। ए होइन त,
4: हो हो असारदेखि त 22 लागेर आए नि।
11: नचाहिने कुरा नगर्नु तपाईँहरू। कञ्चन कहाँ 22 पुगी हेर्नु है हजुर सर, कञ्चनमा मेरो पनि सँगै काम, भर्खर 16 का भए। मेरो कुरा विश्वास नलाई जन्म दर्ता हेर्न सक्नुहुन्छ तपाईँहरू।
12: ए कुरो यस्तो पो हो, कानुनलाई डाँट्ने
4: त्यस्तो होइन नि सर।
12: तपाईँहरूले यो बिहे गर्न पाउनुहुन्न।
9: किन, मैले आफ्नो छोरीको बिहे गर्न किन नपाउने।
11: तपाईँले आफ्नो छोरीको बिहे गर्न किन पाउनुहुन्न भनेर मैले तपाईँलाई धेरै पटक भनिसकेँ उत्तमलाई।
9: त वर्तमान होइ चौरात, मेरो घरको आँगनमा मेरी छोरीको बिहे गर्न कसले हुँदो रहेछ।
12: कानुनले रोक्छ,
11: म त्यही त भन्दैछु।
12: हेर्नुहोस् तपाईँको छोरी भनेर हुँदैन, 20 वर्षभन्दा कम उमेरमा बिहे गर्नु र गराउनु गैर कानुनी मानिन्छ, अनि तपाईँले जबरजस्ती आफ्नै छोरीको बिहे गरिदिनु भएमा कानुनी सजाय हुन्छ भन्ने थाहा छ कि छैन।
13: नमस्ते, मेरो नाम गोमालुङ्गेली मगर हो, मेरो घर चाहिँ सिन्धुली जिल्ला तिनपटन गाउँपालिका कक्षा 11 पढ्दछु। रोपे गुना फल नाटक मलाई एकदमै मनपर्छ, म चाहिँ यो प्रत्येक अङ्कहरू नछुटाइ गर्न सुन्ने गर्दछु। यो नाटक एकदमै सन्देशमूलक रहेको छ, यो नाटकको मलाई सबै पात्रहरू एकदमै मनपर्छ, कुसुम जगत सौगा दाजु एकदमै मनपर्ने पात्र हो। म साथीहरूलाई पनि रोपे गुना फल नाटक सुन्नु पनि आग्रह गर्दछु। रोपे गुना फलले चाहिँ बाल विवाह गर्नु हुँदैन, अन्धविश्वास गर्नु हुँदैन र छोरा र छोरी बराबरी रहेको जस्ता धेरै सन्देशहरू प्रदान गरेको छ।
14: गत हप्ता सोधिएको प्रश्न थियो, बड्डाचौरमा कञ्चनको विवाह कसले रोक्न खोजिरहेका छन्। यसको सही उत्तर हो सौगात। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कञ्चनपुरबाट चन्द्र कलाउनी, सिन्धुलीबाट उर्मिला सुनवार, कैलालीबाट हिमाल सिंह दास र काठमाडौँबाट कर्ण विक्रम साई विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने सबैजनालाई धेरै धेरै धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, विवेकको रगत जाँच गर्दा के देखिएको छ। प्रश्न पुनः एकपटक, विवेकको रगत जाँच गर्दा के देखिएको छ। नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुनाफल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा चार त्यसपछि दुई थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 83
2: के भएको छ? खालि एज मात्र लाग्छ यार।
3: तिम्रो ब्याटमा भन्दा पनि स्टामिना के भइरहेछ जस्तो भइरहेछ मलाई त। एउटा जाँगर देखिँदैन,
2: टाउको हल्का बममा भएको छ, शरीर पनि करक्क पऱ्यो जस्तो भइरहेछ।
3: ए किन त्यस्तो भयो त? खै अलि यताउ त
2: होइन रोहन दाइ, ठिकै छ,
3: आऊ न। आऊ न भने के म ठिक पारिदिन्छु तिम्रो टाउको। खै यता गर, गरौँ न भने मैले भने पनि मान्दैनौ त।
2: टाउको झनै बाङ्गो पारिदिनुहुन्छ कि क्या हो रोहन दाइ?
3: चुप लागन, यहाँ पछाडिको नसालाई यसरी तानेपछि
2: नगर्नु न, दुख क्या?
3: मजा आयो, आयो आनन्द भयो,
2: हल्का रिलिफ भयो जस्तो त भएको छ।
3: हो नि, सुरु सुरुमा अलिक दुख्छ क्या, अनि बिस्तारै आफै रिलिफ हुँदै जान्छ, बुझ्यौ? के हो के तिमी त पछाडि ढाडतिर छुने नहुने पो रहेछ त।
2: मलाई लास्टिक औद लाग्छ कि रन्दा।
3: ल ल ल, म बिस्तारै ठिक गरिदिन्छु नि। ल यता यता के यता पछाडि फर्क त।
2: ए नै नै भयो मलाई लास्ट तपाईँ पनि
3: या औ यसरी छुनै नदिएपछि पनि ठिक हुन्छ त।
2: भयो कि भयो,
3: आयुष धेरै फटफट नगर न, झनै दुखेको ठिक पारिदिन्छु भन्दैछु त। कस्तो हाँसेको के तिमी? हाँसेको थियो मलाई नि हाँसो लाग्नु थाल्यो।
2: तपाईँले धार तन्काउने भन्दा पनि मसारी मात्र राख्नुहुन्छ नि,
3: टेस्टतिर पनि दुख्या अब।
2: होइन होइन अब ठिक छ।
3: आहा कस्तो सेक्सी चेस्ट बनाएको रहेछ तिमीले त। तिम्रो चेस्ट देख्दा नै मलाई त कस्तो डाहा लागेर आयो भने आयुष, जिम जान्छौ हो?
2: पहिला त अलि रेगुलर जान्थे, अचेल चाहिँ कहिले काहीँ मात्र जान्छु।
3: किन रेगुलर जाँदैनौ त? जानुपर्छ नि।
2: अब पहिला विवेक दाइले उठाउँथ्यो र सँगै जानु हुन्थ्यो, अहिले ऊ पनि जाँदैन अनि मलाई एक्लै जाँगर पनि लाग्दैन।
3: यसो भए म आउँछु नि है तिमीलाई लिन, हामी दुवैजना सँगै जाउँला नि, हुँदैन?
2: हुन्छ नि, तर मलाई ज्वरो आएन भने।
3: केही हुन्न भने, फेरि शरीर दुख्यो भने म जाँदै छु नि तिमीलाई पार्ने, ठिक पारिदिइहाल्छु नि म तिमीलाई।
2: हस् हस् रोहन दाइ, अब त घर जानुपर्छ कि क्या हो, ढिला पनि भइसक्यो।
3: कहाँ अहिले जाने भन्छ क्या मान्छे पनि, अझै प्र्याक्टिस गर्ने हो नि, कति छ अझै गर्नुपर्ने। बस
2: अझै
3: अनि के त, त्यसैले त शरीर तानतुन पारिदिएको नि तिमीलाई, इनर्जी आओस् भनेर।
2: नै नै आज मलाई अलि चाँडै जानु छ क्या, जाउँ न दाइ।
3: हुँदैन भने सुनेन हौ, बरु खेल्ने जागर छैन भने बसेर गफ गरौँ न त, तर अहिले घर जाने कुरा चाहिँ नगर, बुझ्यो?
2: त्यसै बसेर गफ गर्नुभन्दा गयो भएन र भने?
3: कस्तो जिद्दी गरे, अब जानै मन लाग्यो भए जाऊ, तर भोलिदेखि खेल्न आउने मन छ कि छैन त्यो चाहिँ विचार गर है।
4: ए रङ्गमती, रङ्गमती।
5: हजुर।
4: मलाई फुल देऊ त।
5: छ्या, मासु बसोमा के को फुल?
4: कुखुराको फुल के, म यहाँ ऱ्याकमा मिलाएर राख्छु भनेको के।
5: छ्या, म त बुढाले माया गरेर गुलाबकै फुल मागे कि भन्ठानेको त कुखुराको फुल पो रहेछ।
4: यो बचेको सारा जिन्दगी तिम्रै त हो नि, जाब सुकिजाने फुलका पछि के लाउँछ?
5: बिहे गरेको यत्रो समय भइसक्यो, तपाईँले मलाई एकचोटि पनि घुमाउन लग्नु भएको छैन। अचेल त बिहेपछि हनीमुन मनाउन कहाँ कहाँ जान्छन्।
4: अब अरू कहाँ कहाँ जान्छन्, हामी पनि त हनुमान मनाउन घट्ट गएको थियौँ त मकै लिएर, भुल्यौ?
5: चुप लाग्नुहोस् तपाईँ,
4: आई लभ यु छ त नि के सानी, अब नरिसाऊ न।
5: उसो भए खेलौना पसलको सामान किन्न विलासनगर जाँदा सँगै जाम, अनि कर्णालीको पुल, टिकापुर पार्क सबै घुमेर आऊ है त।
4: हुन्छ मेरो काल्यो, हुन्छ अन्जल हालौ।
5: छ्या, बिच बजारको खुल्ला पसलमा जहाज लाग्दैन?
6: होइन एकमत, टक्क लाएर दिनदाडी मासु पसलमा के गर्न आँटिस् र, लाज लाग्ने कुरा गर्दैछ सल्यानले।
4: ए उत्साह पो, ए दुधमा झिङ्गा।
5: छि त्यस्तो केही होइन बिनाजु, घर व्यवहारको भार जम्मै एउटैले बोक्न गाह्रो हुन्छ, त्यस्तो कुरा गर्न लाज लाग्दैन भनेको
6: कुरो त ठिक हो सल्यानी तिम्रो। सुरु सुरुमा त चखेवाकै जोडी जाए एकैछिन पनि नछुटौँ जस्तो हुन्छ नि, पछि पो हो त रातै पिछे कचकच, बातै पिछे कचकच,
4: तेरो जस्तो सबैको हुन्छ र। हाम्रो त्यस्तो हुँदैन, देख्लास्।
6: हेरौँला, हामी पनि हेरौँला।
5: ए, सन्देश पनि आ रहेछ त, भोक लाग्छ, समोसा खान्छौ?
7: नखाने, मैले बाबाले सुकुटी खाने भनेछ।
4: बाउ छोराको दोस्ती बढ्न थाल्यो कि के हो? तेरो नाम लियो कि सातो जाने छोरो पछि पो लाग्न थाल्यो दादा।
6: अँ, ढाबामा आएको थियो, म एकछिन हिक्मत अङ्कलकोमा पुगेर आउँछु, एकछिन बसै भनेको, पछि लागि त हाल्यो।
5: घरमा सबैलाई ठिकै त छ नि भिनाजु? कति दिन भयो जानै पाएको छैन।
6: अरू त सबै राम्रै छ नानी, केही हो चिन्ता साली नानी? केही हप्ता पछि फेरि फलोअपको लागि बोलाएको छ डाक्टरले, अब कुलदेवताले पिरे भनेर उल्का छ आमाले।
5: उपचार सुरु भएको छ, नानीको आँखा छिट्टै ठिक हुन्छ होला के भिनाजु, चिन्ता नलिनुहोस् तपाईँ।
6: ए हिक्मत, भोलि वडाको के कार्यक्रम रहेछ, मासु चिउरा ल्याउनु भनेका छन्, मलाई 10 किलो खसीको मासु राखिदियो है, त्यही भन्न आएको म त।
4: खसीकै बोकाएको भए हुन्न?
6: हुन्न हुन्न, बोकोको मासु त गनाउँछ भनेर खानै मान्दैनन् वहाँ।
4: हे, माल पाएर चाल नपाउनेहरू, बोकाको मासु त झन् तिखर हुन्छ भन्ने कसैलाई थाहिरहेछ?
6: होइन, जे भनेछ त्यो गर्न, खुब बोकामा आत्मा सुनाउँदै छस् त। कति तैँले खसी भनेर बाह्र पनि बेच्छस् कि क्या हो? त्यस्तो फटेची गरिस् भने नि केटा, तेरो यो मासु पसल धेर टिक्दैन है।
4: कुरै नबुझी पत्र पत्र पत्र नबोल त। खासमा तेरी आमै निमकली काकीले कालो बोको ल्याइदिनु भन्नुभएको थियो, त्यही खोज्न जाँदा दुईवटा बोका ल्याएँ, अर्को बोको त्यता व्यवस्था गरिदिउँ कि भनेर पो त।
6: कालो बोको?
4: अँ, निखुर कालै चाहियो अरे, तिल्के भएर नहुने अरे, भयङ्कर पूजा गर्न आँटिन् कि के हो बुढीमाउले?
6: खै, मलाई त केही पनि थाहा छैन है कुरा।
4: कुलदेउता सेउता भने चाहिँ पनि मान्थे, तँलाई कसरी थाहा होस् त, एकछिन घरमा बस्ने भए पो।
6: ओए एकमत, बोकाको मासु गनाए पनि गनाओस् बरु, टक्क लाएर भोलिलाई चाहिँ त्यही कालै बोकाको मासु चाहियो मलाई।
4: हँ, के भन्छ फेरि अचानक? कालै त हुन्न यार, अर्को काटिदिउँला बरु, निमकली आन्टीलाई राम्रोसँग चिनेको छु मैले, अनि यहीँ आएर भकुर्छिन् मलाई।
5: भिनाजु, सालीले के भनिन् भनेर रिसाउनु होला, तर तपाईँकी आमालाई चाहिँ जे कुरामा पनि जित्नै पर्ने, आफूले भनेको हुनै पर्ने, हुँदो नहुँदो चलनलाई पनि हाम्रो चलन हो, के गर्ने गर्ने तपाईँको आमा त।
6: साल नानी पनि
4: उता डाक्टरले छोरीको उपचार थालिसके, यता यी बुढीमाउको मन मर्जी चल्दैछ, यी बुढीमाउले कसरी कालो बो काटेर कुल मनाउने रहेछन् म पनि हेरौँला। उत्सवलाई गाह्रो होला जस्तो छ, अब वार पारकै लडाइँ हुने भयो यी आमा छोराको।
8: कुसुम, एकछिन पखा न होइन, के देखेर पनि नदेखे जस्तो गर्छौ नि कुसुम।
9: मेरो बाटो नछेक है अझै।
8: होइन, त्यस्तो साह्रो के को हतार हो?
9: जे को हतार भए पनि तिमीलाई के को मतलब? हात छोडो मेरो।
8: मलाई तिम्रो मतलब पनि राख्नु छैन।
9: अनि किन मेरो बाटो छेक्या त?
8: हरिश, तिमीसँग कुरा गर्छ अरे। ओए, आइज न मुला, क्या टल्ल परेर छिटो आइज ल, के कुरा भन्न खोजेको भन हरिश, म ऊ त्यहाँ पर हुन्छु है त। हरिश, लाइटर दे त।
10: ल कुसुम, फेरि चुरोट किन खान थाले भनेर गाली गर्दैन।
9: तिमीले चुरोट खाएर मलाई के सर्ने, तिमी नै हो मर्ने, तिमी नै हो।
10: जसको लागि खाना छोडेको थिए उनी बाल दिँदैन।
9: मलाई भन्न सुनाउन केही बाँकी छ र अझै? सबै सकिसक्यो त।
10: त्यसो नभन न यार।
9: हेर, छ भने भनिहाल, नत्र म जान्छु, मलाई हतार छ यहाँ कसैको यो 12-27 वायात कुरा सुन्नु छैन मलाई।
10: कुसुम, तिमी मसँग रिसाएको हो?
9: म तिमीसँग किन रिसाउनु र?
10: त्यसो भए त्यति सानो कुरामा मलाई किन छोड्यो भन त?
9: ए, तिम्रो लागि त्यत्रो कुरा सानो भयो? त्यो कुराले मेरो मन कति दुख्यो होला भन्न सक्छौ? यहाँ दुख्यो हरिश, यहाँ।
10: खै, के थाहा मलाई, अब तिम्रै मनमा पस्न त कहाँ सक्छु र कुसुम?
9: मनभित्रै पस्न पर्दैन थियो के हरिश, तिमीले मेरो बारेमा त्यस्तो घटिया सोचाइ मात्रै नराखेको भए पनि हुन्थ्यो क्या।
10: भयो त अब, तिमीलाई जति गरी पनि नहुने यार, मैले तिम्रो लागि के मात्र गरिनँ, आमाले तिमीलाई छोडिदे भनेर कति भन्नुहुन्थ्यो, मैले आमाको कुरा माने, अझ तिम्रो लागि कति पैसा खर्च गरे भन त।
9: पैसा खर्च गरेर मात्रै हुन्छ?
10: अरू के गर्नु पर्यो त?
9: म पनि आफ्नो सबै छोडेर तिमीसँग गएको थिएँ, तिमीले के गर्यो बिर्सा छैन होला नि।
10: कुसुम, सरी भने त, मैले त त्यही रात नै तिमीलाई सरी भनेको थिएँ, तिमी चाहिँ भोलिपल्टै मलाई भन्दैन भने विलासनगरबाट गाउँ आएछौ। तिमी कहाँ गयौ भन्दा मलाई कम्ता टेन्सन भएन, फोन गरेको तिम्रो फोन पनि अफ थियो।
9: अनि
10: भोलिपल्ट इन्दु दिदीले भनेर पो थाहा पायो, अनि बल्ल ढुक्क भयो।
9: ढुक्क भयो रे, कति नै माया गर्छु जस्तो नदेखा हरिस्।
10: के भने क्या कुसुम, त्यस्तो मैले तिमीलाई गर्ने जस्तो माया संसारमा कसैलाई गर्दिन, बुझ्यो?
9: भयो भयो, मसँग यस्तो कुरा नगर। मैले थाहा पाइसकेँ तिमीले मलाई कति माया गर्छ भनेर।
10: मैले मातेको बेला तिमीलाई नराम्रो गरेँ होला, फेरि पनि सरी क्या कुसुम।
9: हात नसमाऊ है हरिस।
10: त्यस्तो नभन न यार, तिमीले बिहे गर्न नमानेर मेरो कत्रो बेइज्जत भयो थाहा छ तिमीलाई? साथीहरू सबैले जिस्काए, आमाले पनि मैले पहिले भनेको थिएँ भनेर गाली गर्नुभयो।
9: जसले जेसुकै भनोस्, मलाई मतलब छैन।
10: त्यस्तो नभन न कुसुम प्लिज।
8: ओ हरिस उठ, एक केटीको अगाडि घुँडा टेकेर रुन्छ यार। हरिस उठ भनेको। कुसुम तिमी के भाउ खोजिरह के? हरिसँग बिहे नगरेर हरिसको भन्दा त तिम्रो धेरै बेजत भएको छ भन्ने थाहा छैन तिमीलाई?
9: बेजत भए पनि मेरो भयो, तिमीलाई चाहिँ किन टाउको दुख्या नि?
10: कुसुम तिमी जस्तो स्वास्थ्य केटी त कोही छैन होला कुसुम, सधैँ आफ्नो मात्र बारेमा सोच्ने।
9: म जस्तो स्वार्थी केटीसँग किन बोल्न आएको त? वास्तै नगरे भइहाल्यो नि।
10: त्यत्रो वर्ष मसँग मरेको नाटक गर्, घुमेर खाएर हिँड्ने बेलामा हिँड्ने, अहिले मलाई वास्तै नगर भन्न लाज लाग्दैन तिमीलाई?
9: ठुक्क, यस्तो नराम्रो सोचाइ भएको मान्छेलाई छोड्न पनि कसैलाई लाज लाग्छ?
10: तिमी त खत्तम रहेछौ कुसुम।
9: जे भन हरिस, तिमीले माया गरेर बोलाऊ वा मेरो बारेमा नराम्रो भन्दै हिँड, तिमीले जे गरे पनि म अब तिम्रो जिन्दगीमा फर्केर आउँदिन, यति कुरा चाहिँ थाहा पाइरह, बुझ्यौ?
11: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
12: गत हप्ता सोधेको प्रश्न थियो, नेपालमा धान दिवस अर्थात दही चिउरा खाने दिन भनेर कहिले मनाइन्छ? यसको सही उत्तर हो असार 15 गते। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत काठमाडौँबाट हरिप्रसाद घिमिरे, रूपन्देहीबाट पप्पू थापा, धादिङबाट सनिता श्रेष्ठ र झापाबाट अमिसा तासपुरिया विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, उत्सव र रमाकी छोरी पूर्णिकालाई केमा समस्या देखिएको छ, आँखामा कि कानमा? प्रश्न फेरि एकपटक, उत्सव र रमाकी छोरी पूर्णिकालाई केमा समस्या देखिएको छ, आँखामा कि कानमा?
13: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: कोविड 19 विरुद्धको खोपले गम्भीर बिरामी हुन र मृत्यु हुनबाट समेत बचाउँछ। यो खोपले तपाईँलाई कोरोना भाइरसबाट संक्रमित हुनबाट बचाउनुको साथै अरू व्यक्तिमा भाइरस सर्नबाट पनि जोगाउँदछ।
1: संक्रमणबाट बच्न एक आपसमा कम्तीमा 2 मिटरको दूरीमा बस्नुहोस्, मास्क लगाउनुहोस्, विशेष गरी भीड़भाड़ भएको ठाउँमा वा हावा ओहोर दोहोर नहुने बन्द कोठाहरूमा नजानुहोस्, नबस्नुहोस्।
0: खोक्दा वा हाच्छिउ गर्दा कुहिनाको प्रयोग गर्नुहोस्। बारम्बार साबुन पानीले हात धुनुहोस् वा सेनिटाइजर लगाउनुहोस्।
1: यी र यस्ता सुरक्षाका उपाय अपनाएमा कोविड 19बाट आफू बच्न र अरूलाई बचाउन सकिन्छ।
2: युनेस्को, विश्व स्वास्थ्य संगठन र एन्टेना फाउन्डेसन नेपालद्वारा जनहितमा जारी सन्देश।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 66।
2: ओइ गौरी, यहाँ हेर त, उयो कुर्ता कस्तो छ?
3: खै खै खै,
2: राम्रै रहेछ त।
3: आमाले हिजो किनेर ल्याइदिनु भएको।
2: रङ कस्तो मिठो, अहिले लाउनु लागेको?
3: आमाले अहिले लगा भन्नुभएको छ।
2: किन, कतै जानु लागेको हो र?
3: होइन नि, ठिक हुन्छ कि हुन्न हेर्ने रे। यो ठिक भएन भने आमाले बेलुका असली दिदी कहाँ लगेर मिलाइदिनुहुन्छ अरे।
2: ए
3: ओइ, तँ त्यो सुरुवाल दे त।
2: ला, कुर्ता अलि लामो भएन भने
3: त ठिकै छ, आजकल लामै फेसन चलाएछ नि।
2: ओइ गौरी, तल कोही मान्छे आए जस्तो छ, हेर त, डाँगी सर हो कि?
4: खै हेर, डाँगी सर त होइन, खै तेरो ठुलो मामा जस्तो लाग्यो, अरूहरू चाहिँ म चिन्दिनँ है।
2: माइजु होला त्यसो भए।
4: होइन, केटा मान्छे छ न।
2: हो र, को आए त? खै म पनि चिन्दिनँ,
3: मामाको साथी होला।
4: हाँसो त ठुलै छ त कुसुम।
5: कान्छी तयार भएको हो?
3: हजुर।
5: ओहो, कुर्ता त कस्तो सुहाएछ कान्छीलाई।
3: आमा, यो कुर्ता बनाउनु पर्दैन होला है, यो यतिको लुज भयो हुन्छ मलाई।
5: ठिकै छ, मामासँग अरू को आउनु भयो आमा?
6: यसो भेटघाट गर्न मामाको साथीहरू आएका छन्।
3: ए ओ, मेरो टी सर्ट दिन्छ गौरी, लुगा फेर्छु।
6: अरे, अहिले नै किन फेर्न पर्यो भने? एकछिन लगाइराख्न, बरु अलिअलि क्रिम स्रिम पनि लगा।
5: क्रिम
6: लगा न, घर नयाँ मान्छे आएका छन्, भत्ताभुङ्गो भएर बस्दा राम्रो देखिन्छ त। देख्ने मान्छेले पनि प्रेम कुमारीको छोरी त ओहो कस्तो राम्री रहेछ भनौँ न।
3: आमा, गौरी त बसिराख है, म मामाले भेटेर आइहाल्छु।
6: कान्छी अहिले नजा त, एकछिन पक्न, अहिले एकछिन पछि जालिस्।
3: किन, म भेटेर आइहाल्छु कि।
6: छ्या, भने कुरा मान्न भने। गौरी, यसलाई अलिअलि मेकअप सेकअप गरिदेऊ त।
3: ए गर्दिनँ म मेकअप सेकअप।
6: गर्न, अलिअलि पोतपात पारे भइहाल्यो नि।
3: ए आमा पनि, बेला नौ बेला किन मेकअप गर्नु पर्यो?
6: त जान्दिन हो न, मामाहरू तँलाई हेर्न आउनु भएको छ
3: के भन्नुहुन्छ आमा।
6: ल छिटो छिटो मेकअप गरेर बस है, म एकैछिन बोलाउँछु तँलाई।
4: ओइ कुसुम, मामा हेर्न आएको भन्ने त तेरो बेको कुरा गर्न आएको हो कि क्या हो?
3: खै के हो के हो यार, मलाई त केही थाहा छैन।
4: ओइ नतन्किन, झ्यालबाट लड्छस्। हेर लड्दिन के कुसुम, साँच्ची 100% कन्फर्म तँलाई बिहा गर्नलाई नै मान्छेहरू हेर्न आएको हुन्।
3: यो आमा पनि कस्तो।
4: ओइ कुसुम, केटा पनि तँलै छ जस्तो छ।
3: भयो होस्। ओइ गौरी त खस्रो रहेछ झ्यालबाट, नतन्कि भने सुन्दिनस्।
4: पक्न, केटा कस्तो रहेछ त हेर्न दे।
3: किन हेर्नु पर्यो नि, तिन आफूलाई हेर्न आएको जस्तो। ओइ गौरी,
4: ला कुसुम, तेरो बिहाको कुरा चलेको केटा त कस्तो पाएको उमेरको पो रहेछ त। बाबाआमाले त्यही बुढोसँग बिहा गर्नुपर्छ भन्यो भने के गर्छस् कुसुम?
7: यसले फेरि किन फोन गरिरहेको छ? कति सताउन सक्यो यार।
8: विवेकजीलाई कसले फोन गरेर सताइरहेछ? मैले फोन नगरे नि फोन गर्ने त धेरै छन् है।
7: अरे सरला, कहाँबाट तिमी यहाँ?
8: किन सरलालाई यहाँ प्रवेश निषेध लेखा छ र?
7: सोच्दै नसोचेको मान्छेलाई देख्दा। यता बस, के मगाऊ?
8: खाँदैन, फोन गर्दाखेरि रिसिभ गर्नुहुन्न, कल ब्याक पनि गर्नुहुन्न। तपाईँ त
7: सरी यार, अचेल अलि व्यस्त भएर हो।
8: केमा व्यस्त हो र? त्यही फोन गर्नमै त होला, मलाई थाहै नदी नयाँ नम्बर राख्नु भएको रहेछ।
7: त्यस्तो होइन के, अचेल त्यो भाउको ठेक्काको काममा सघाइरहेको छु, त्यसैले व्यस्त भएको बेला फोन गरेपछि न उठाउन पाइन्छ न कल ब्याक गर्न पाइन्छ।
8: कुरा मिलाउन त खुब जान्नु भएको छ क्या तपाईँले।
7: प्रमिस यार, विश्वास गर न, बस न। के मगाऊ भन, मैले त बोतलको मगाएको छु कि बोतलकै खाने हो दुईजना?
8: मलाई केही खानु मन छैन।
7: रिसाएको र?
8: छैन, रिसाएर के पाइन्छ र?
7: उसो भए आई लभ यु भन्देऊ नि त, म लभ यु टु भन्नुलाई।
8: चुप लाग्नु, मुखैले लभ यु भनेर हुने माया नत्र नहुने हुन्छ र? मैले तपाईँको मायालाई यहाँ मुटुमा सजाएर राखेको छु।
7: खै कहाँ रहेछ हेर?
8: उता जानु, त्यो हात यता नल्याउनु, तपाईँको यो बानी कहिल्यै नसुध्रिने भयो।
7: मेरो माया मुटुमा कसरी सजाएको रहेछ भनेर हेर्न खोजा के? खै देखाऊ त।
8: नजिस्किनु है विवेक बाबु, जहिले जिस्किनु भएको हुन्छ, मलाई मन पर्दैन तपाईँ यस्तो गरेको।
7: ल ल, अब जिस्किन्न। तर तिमीले एउटा कुरा नडाँटी भन त
8: के,
7: म यहाँ छु भन्ने कुरा चाहिँ तिमीलाई कसरी थाहा भयो?
8: मसँग पनि मान्छे छन्, तपाईँ कहाँ जानुहुन्छ के गर्नुहुन्छ सब पत्ता लगाउँछन्, बुझ्नुभयो?
7: को छ र त्यस्तो?
8: छ नि, बाहिर पनि छन् घरमा पनि छन्।
7: भनेपछि किशनले थाहा दिएको रहेछ होइन? मान्छे त ठिकै हो तिम्रो भाइ, तर त्यसले एउटा काम चाहिँ साह्रै गल्ती गर्यो। त्यसले हाम्रो बारेमा बुवासँग चाहिँ नभन्नु पर्ने थियो क्या?
8: त्यो कुराले त झन् सहयोग गरेका छ, उसकै कुराले त सबैतिर हाम्रो बिहेको लागि राम्रो माहौल भएको छ नि।
7: आजै माहौल बनेर के गर्नु, अहिले बिहे गरेर के गर्ने? ल भन त तिमी आफै, अब कलेजको पढाइ नै बाँकी छ, पछि पढाइ सबै सकेर जागिर खानु पर्यो, अनि बिहे भन्ने कुरामा नि हतार गरेर हुन्छ त? तिमी आफै भन न।
8: खै मैले के भनौँ, घरमा बिहेको कुरा अगाडि गइसक्यो।
7: कुरा भन्या जता लग्यो त्यति जान्छ, हेर मिलाऊ न घरमा। तिमी पनि अहिले मलाई बिहे नै गर्नु छैन भन्देऊ, कुरा सक्यो त?
8: तर उहाँले,
7: तिमी तिम्रो बुवालाई मिलाऊ, म मेरो बुवालाई सम्झाउँछु, त्यसो गरे भएन?
8: तपाईँको बुवाले त मान्नु होला, मेरो बुवाहरूले भनेपछि भन्यो भन्यो, मनाउने कुनै सम्भवै छैन।
7: के गर्ने त अब?
8: के गर्नु भन्नु नि, अब अलि पछि गरे नि अहिले गरे नि आखिर बिहे गर्ने नै हो, त्यही भएर।
7: कस्तो कुरै बुझ्दैन यार तिमी, मलाई अहिले बिहे नै गर्नु छैन के, बुझ न कुरा।
8: सबै बुझेको छु मैले, पहिला एकपटक आफूलाई छोरी मान्छे सम्झेर हेर्नु अनि बल्ल भन्नु, बिहेको कुरा चलिसकेपछि छोरीलाई कति गाह्रो हुन्छ तपाईँलाई के थाहा।
7: अब त्यस्तो बिहे नै नगरी नहुने भए तिमी गर नि त बिहे, म तिम्रो यादमै जीवन बिताइदिउँला।
8: भनेपछि छिटो बिहे गरेर गए हुन्थ्यो भन्ने भारे छैन?
7: त्यस्तो होइन के सरला, तिमी फेरि कुरा घुमाउन थाल्यौ, तिमीसँग टाढा हुन मन होला त मलाई।
8: मैले तपाईँलाई राम्ररी चिनिसके, नछुनु मलाई।
7: तैँले मलाई गालामै हानेको?
8: मैले उहिले हिर्काउनु पर्ने, किशनले भन्दा पनि मैले उसको कुरै सुनिन, तिम्रो विश्वास गरे, मलाई अरू केटी जस्तो सोचेर युज गर्न खोजेको, हेर्दै जाऊ म कस्तो केटी हो र के गर्न सक्छु भनेर।
9: सौगात, तिमीलाई गाह्रो भएको हो भाइ? पचाउन नसक्नेले स्वाट स्वाट पार्नु हुन्थेन नि त
10: दाइहरू, लागेर वाक्या हो त, गिलासमा हालेको रक्सी हेर्दैन अरे स्वाट पारेको त, कतिखेर माखु डुबाएर
9: अनि टक्क लाएर निल्यो,
10: त्यही भएर त वाका नि।
9: भनेपछि दारूसँग खाने जर सितन भेटेछ सौगातले।
10: दाईको बिहेमा भाइलाई माखोको सितनसित दारू खुवाउने त हो नि होइन?
9: ए ल्याङ हान्न थाल्यो यार यसले फेरि। लौ त केटा हो, म जान्छु अब घरतिर। सौगात, त आज उत्सवकोमै बसस् नि है, मेरोमा पाहुना पनि धेरै छन्, तँलाई यतै ठिक होला है।
10: भइहाल्छ नि एकमत दाई, उत्सव दाईसँग खासै गफ पनि हुनु भएको छैन।
11: साँच्ची भोलि तिमीहरू कतिखेर जाने नि दुरान फर्काउन?
9: समय त लाग्ला नि यार, दिउँसोतिरै होला।
11: अनि बस्न त एकछिन उसो भए, के हातिरहेछ?
9: अब हिजो बिहे भएको छ, आजदेखि बेसरी धोकेर अबेर राति घर जान पनि त भएन नि स्याडु।
11: अनि तँलाई कसले खा भनेको छ त, नखा एकछिन बस अनि जालास।
12: आ जान्छु भने मान्छेलाई किन रोकिराखेको होला यो उत्सव बाबुले पनि।
11: टक्क लाएर दोस्तहरूको कुरामा बिचमा नगुस न भाउजू।
9: पहिला आफैले घर व्यवहार के हो भनेर सिकाउँछ, अनि फेरि अहिले आफैले भुलाउनु पनि खोज्छ।
10: घर व्यवहार धानेर पनि रमाइलो गर्न त मिल्छ होला नि हो एकमत दाई।
11: त्यही भनेको मैले, मलाई हेराउ न, बालबच्चा स्याहार्नेदेखि घर परिवारको झमेला, कुखुरादेखि ढाबासम्मको लफडा,
9: अरूको लागि गरेको होस् रे यार।
11: सुन्न, अनि पैसाको तनाव उस्तै, उबेलाको मोजमस्ती र अहिलेको खुम्चिएको जिन्दगी, तर पनि चलाएकै छु त।
9: साले अस्तिसम्म आजै बिहे गर भोलि बिहे गर भनेर त्याइस, अहिले बिहे अघिकै जीवन ठिक थियो यस्तो कुरा गर्छ भा? मलाई भड्खालमा ल्यायो तैँले?
10: त्यस्तो पनि होइन,
11: मैले बिहे गरेर दुई दुईवटा छोराछोरी पनि भइसके, तर तैँले भेटौँ भनेको थिइन्, मैले कहिले नाइ भनेको छु र टक्क लाएर फरक भयो कि भएन आफै छुट्या त।
9: म पनि नौली गाईलाई नौपुला घाँस त खुवाउनै पर्यो भनेर मात्रै हो हेर, नत्र त तँभन्दा मनमौजी प्राणी हो म बुझिस।
11: ए अँ बिर्सिस तैले, कुरो छिन्न जाँदा मामा ससुराले के भनेका थिए मलाई?
9: के भनेका थिए रे?
11: छोरी टाठी छे, उसको जाहिरी खाने ठुलो रहर छ, पाएसम्म खोजिदिनु पनि भनेका छन्। नबुलेस् नि फेरि।
9: बैकिनीले घरघरि खाना छोडेर किन गर्नु पर्यो जागिर? त नरिसा है, मलाई त भाउजूले पनि बालबच्चा छोडेर अहिले जागिरमा कुद्या मन परेको छैन।
11: के गर्ने त अनि? उसको पुरानै रहर हो जागिर खाने।
9: सबै रहर पुरा हुन्नन् के? त्यसमाथि त्यो जगतैले जागिर लगाइदिएको रे होइन?
11: हो किन?
10: श्रीमतीका कुरा त अहिले नगरिने हुने।
11: चुप लाग न एकछिन।
10: भइगयो नि त, नबोलिदिउँला।
11: भन त, जगतले लगाइदिएकोमा के खराबी छ र?
9: त्यो जगतको विगत खासै राम्रो रहेन रहेछ नि, मैले घुरो घुरो सुने। पहिला पनि धेरै केटी मान्छेसँग लफडाले स्वास्नीसँग धन्नै पार पा चुके भएको थियो रे।
11: होइन, के भन्छ? कसरी थाहा पाइस् तैँले?
9: थाहा पाइहालिन्छ नि, हाम्रा नि मान्छे छ नि यार।
11: मलाई नै लाग्न चाहिँ अलिअलि कस्तो कस्तो त लागेको हो। यदि तैँले भनेको कुरा साँच्चै हो भने त निगरानी गरिरहनु पर्ने भयो भयो त।
0: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेको नफलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
1: गत हप्ता सोधेको प्रश्न थियो, तपाईँ नाटकमा कुन पात्रको व्यवहार परिवर्तन होस् भन्ने चाहनुहुन्छ? यसमा तपाईँहरूले कुसुम, आयुष, निमकली, उत्सव, हरीश, सन्देश आदि नाम भनेर पठाउनु भएको छ। उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत भक्तपुरबाट ऋतु मोक्तान, हुम्लाबाट सन्तोष शेर्पा, दैलेखबाट निमिषा थापा र कैलालीबाट विक्रम कठरिया विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, नाटकमा सरलाले कसलाई झापड हानिन्? प्रश्न फेरि एकपटक, नाटकमा सरलाले कसलाई झापड हानिन्?
0: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 89।
2: हेलो हजुर आन्टी, ए ल ल म एकछिन आइहालेँ। अँ हुन्छ हुन्छ हजुर, राख्दिनँ न। ए हस् हस् हुन्छ।
3: कसले फोन गरे रोजना?
2: घरबेटी आन्टीले, पानी पर्न थाल्यो, लुगा बाहिरेछन् कता हो भनेर।
3: उहाँलाई उठाइदिनु भन नि त, उठाइदिनु हुन्न र?
2: भन्दिनँ, अब त हामी पनि गइहाल्ने त होला नि, होइन र?
3: तिमी जति बेला पनि घर जान्छु जान्छु मात्र भन्छौ, आफूलाई यहाँ कति धेरै कुरा गर्नु छ।
2: कुरा त मलाई पनि गर्नु छ, धेरै कुरा गर्नु छ तिमीसँग।
3: भन नि त त्यसो भए, के कुरा गर्नु छ?
2: तिमी अचेल किन निराश देखिन्छौ पहिला त्यो भन त मलाई, के भएको छ तिमीलाई?
3: मलाई
2: पहिला तिमी त्यस्तो जोक गर्ने हँसाउने मान्छे, अहिले एकाएक निराश भएको छौ। म सँगसँगै भएर निराश भएको त होइन नि।
3: त्यस्तो उल्टो उल्टो नसोच न तिमी रोजिना।
2: अनि किन राम्रोसँग खुलेर पनि कुरा गर्दैनौ त?
3: गरि त रहेछ नि, खुल्ने भने कस्तो फेरि?
2: कस्तो पनि होइन ल, भयो हिँड अब जाम।
3: कहाँ फेरि बसौँ न भने?
2: भयो अब नबस्ने, पछि तिम्रो जहिले मुड ठिक हुन्छ त्यही दिन बसौँला, अब जाम।
4: के को गफ काफ हो यस्तो बाहिर सुनिने गरी?
2: अरे रोहन दाई, कताबाट यसरी?
4: म पनि यसो नास्ता गरौँ भनेर आएको। अनि के चाहियोस्? अचेल त प्र्याक्टिसमा पनि आउँदैनौ त, कता गायब हो र?
3: यतै छु, कहाँ गायब हुनु र? ल जाउँ रोजिना, हिँड।
4: कहाँ जानला? यहाँ तिमीसँग गेमको कति सेक्रेट गर्नु छ, एकछिन बस न।
2: उसो भए तपाईँहरू गफ गर्नु, म चाहिँ जान्छु।
4: हुन्छ, बाई बाई रोजिना। हाम्रो यहाँ यसो पर्सनल पनि छ, एकछिन टाइम लाग्न सक्छ है।
2: ल त म गएँ,
4: बाई बाई। अनि आयोस्, के हो तिम्रो तरिका?
3: दाई मलाई अलि सन्चो थिएन त्यही भएर।
4: अनि कल ब्याक चाहिँ किन नगरेको त?
3: तपाईँको फोन आयो कि थाहा पाएन त?
4: अब त मेरो फोन आएको, मैले बोलाएको थाहै पाउँदैनौ तिमीले, पछि पछि मलाई पनि चिन्न छोड्छ होला है।
3: त्यस्तो होइन हो दाई।
4: कस्तो हो त, तिमी यस्तै गरी मसँग टाढा टाढा हुन थालेको छौ होइन? यदि टाढा भयो भने पछि टुर्नामेन्टमा जाँदा मैले तिम्रो फाइलमा साइन गरेन भने?
3: ल अब बिरामी भएपछि के गरौँ त मलाई?
4: यसरी होटलमा घुम्दा केही हुँदैन, अनि प्र्याक्टिस गर्न आउँदा चाहिँ बिरामी हुन्छ होइन? खासमा तिमीलाई भएको चाहिँ के हो भन त?
3: केही भएको छैन, कहिले काहीँ त साथीहरूसँग घुमिन्छ नि।
4: हेर आयुष, लास्ट टाइम भन्दैछु, मलाई खेलाडी अनुशासित र मेहनती भएको मनपर्छ, घमण्डी भएको होइन। भोलिदेखि प्र्याक्टिस गर्न आउने, पछि फेरि मैले टिमबाट तिमीलाई निकाल्दा तिमीले पस्ताउनु पर्ला नि, भनिदिएको छु मैले।
5: ए ल, टक्क लाएर यताबाट ठोक्ने, उताबाट तान्ने है त?
6: यो चाहिँ यताबाट घुसाउने, उताबाट तान्ने रहेछ, कुरो बुझिहाल्ने।
7: अरे दादा काका, आफूले तानेर घुसाउने थाहा पाएँ भन्दैमा पछाडि बस्न छेक्दिने? अलिकति सर्नुहोस्, छेकियो क्या त?
8: अब काठको र कपडाको खेलौना बनाउँदा सुरुमा विचार गर्नुपर्ने कुराहरू त मैले तपाईँहरूलाई भनिसकेँ नि, यसमा के अलमल छ त?
6: ए नानी, यस्ता खेलौना त बजारमा जति पनि पाइन्छन्, सस्तै दाममा पनि हुन्छन्। के अरे, पालिकाको बजेट यस्ता काममा लाएर के फाइदा होला?
8: हजुरको चासो ठिकै हो काका, तर बजारका खेलौनामा हानि गर्ने रसायनहरू हुन्छन्, तारका टुक्रा, खिया लाग्ने फलाम हुन्छन्, त्यस्ताले बच्चा बच्चीलाई निको गर्दैन।
5: त्यो त हामीले बनाउनमा पनि हुन सक्छ होइन र?
8: घरमै खेलौना बनाउँदा त हामीले यी सबै कुराहरूमा ख्याल गर्छौँ नि भिनाजु, आफ्ना छोराछोरीलाई खेल्न बनाइदिएको सामग्री त राम्रोसँग नै बनाइन्छ नि होइन र?
6: भोलि पर्सि लाठो लाएर स्कुल पठाउने केटाकेटीलाई अहिले खेलौना बनाएर पुल बुलाएर हुन्छ त?
5: बाल्यकालमा सिकेका, देखेका र सुनेका कुराले बच्चा बच्चीको दिमागमा पछिसम्म प्रभाव पार्छ के काका? त्यही भएर खेलौना खेल्दै केटाकेटीहरूले राम्रो कुरा सजिलै सिक्छन् भनेर बाउ र बाजेहरूलाई सिकाउन यो तालिम चलाएको।
7: ल ल ल ल, अब के बनाउने हो बनाम? भातै मारेर त कहिले सिकिसक्नु हौ?
6: फेरि बनाउनु लाग्नु र? भोक भोक लाग्यो गाँठे, यसो मासु चिउरा चाहिँ बजाइहाल्न पाए हुन्थ्यो।
8: देख्नुभयो त जगत दाई, सिक्ने भन्दा पनि मासु चिउराको लोभले मान्छेहरू यस्ता तालिममा आउँछन्।
5: बढौँ बढौँ, अगाडि बढौँ, टक्क लाएर यस्ता कुरा हुँदै गर्छ हुँदै गर्छ, हामी अगाडि बढौँ न।
8: हजुर, अँ, बालबालिकाको लागि बजाउन सकिने खेलौनाहरू जस्तै छन् छन् बजाउने बाजा, गुड्ने हात्ती, पजल माछा, चारपाङ्ग्रे गाडी, साङ्गीतिक बाजा, ज्ञान बक्स आदि चाहिँ काठबाट बनाउन सकिन्छ।
9: बनाउने सिप जानेर मात्र भएन, बनाउने सर सामान पनि त चाहिएला नि। के चाहिने हो?
8: काठको जुनसुकै खेलौना बनाउनु पनि कम्तीमा पनि यी यहाँ राखिएका सामानहरू चाहिन्छन्। हेर्नुहोस् त
6: के रहेछ, खै खै
7: यति सरसामान चाहिँ काठको खेलौना बनाउनेसँग सधैँ हुनु पर्यो होइन त म्याडम?
8: हो सर।
6: हैट, आफ्नै बुढाबुढी पनि के सर म्याडम खेल खेलिराखे होलान्।
9: यिनलाई अनेक खसखस लागिरहन्छ, मैले चिन्न थालेको 45 वर्ष भयो होला यिनको बानी।
10: अनि कपडाको खेलौना बनाउनु चाहिँ के सामान चाहिन्छ त सालिना नि? ए म्याडम,
8: कपडा भन्दा पनि हामीसँग सुतीको धागो छ। सुती धागो वा कपडाबाट पनि धेरै खेलौना बनाउन सकिन्छ, जस्तै हरियो मकै, झुसले किरा, पायो बल, लुडो गेम सेट, बेबी बोय खेलौना जस्ता बनाउन सकिन्छ।
6: यसको लागि पनि सामान त 2 दर्जनै चाहिने होला।
8: चाहिन्छ
10: भनेपछि बनाएर बेच्न सके त नाफा पनि गतिले हुँदो हो नि होइन?
8: राम्रो राम्रो चिटिक्क परेको बनाएर दिने भए त मै किन्छु, राम्रो फिनिसिङ चाहिँ हुनुपर्छ है फेरि।
9: रङ्गमतीको कुरा एकदम ठिक हो, सके बनाएर अरूलाई पनि बेचेर कमाइ गरेको राम्रो, पालिकाले त्यही भएर पनि बजेट हाल्या हो के?
10: बेच्नै नसके पनि कम्तीमा बच्चाहरूले आफ्नै अभिभावकहरूको हातबाट बनेको स्वस्थ खेलौना पाउँछन्। अब यसले त उनीहरूलाई सबैतिरबाट फाइदै फाइदा हुने भयो नि।
8: साना नानी बाबुहरू आफू वरिपरि भएको कुनै पनि कुराहरूबारे सिक्न, तिनको आकार, रङ, स्वाद र आवाज थाहा पाउन खोजिरहन्छन्। खेलौनाले त्यो कुरा थाहा पाउन मद्दत गर्छ।
6: खाजा आएन अझै? आफूलाई यहाँ कस्तो भोक लागिसक्यो।
10: आइसक्यो काका, अब खाने है त। ल यसो गरौँ न त, अब 15 मिनट खाजा ब्रेक लिउँ।
7: तालीमा बसेको राम्रै भइरहेछ।
10: त्यही त भन्दैछु, मैले यस्तो कुरा पहिले थाहा पाएको भए छोराछोरीलाई कति खेलौना बनाएर दिन्थे, उनीहरू कति धेरै रमाई रमाई खेल्थ्यो होला नै।
7: हो नि,
10: छोरो उहिलेदेखि मसँग पक्कै पनि नजिक हुन्थ्यो होला।
7: अवश्य हुन्थ्यो नि,
10: रमाई रमाई खेल्थ्यो होला। छोरो पनि मसँग कहिले टाढा हुन्थेन होला है।
11: बाउजू बाउजू, मेरो खुट्टामै पर्यो। त्यो वाको गाई चाहिँ अलि उता कुनातिर जानुपर्छ नि। कुसुम नानी उठे जस्तो छ, त्यसलाई झोलुङ्गीबाट निकालेर पिसा फेराइदिनु न है। एकछिन पर्खिन है, खुट्टा एकैछिनमा धोए पनि हुन्छ कि? एकैछिन, भइसक्यो भइसक्यो। मलाई पनि पानी दिनु न है। बाउजू ल्याउनु पानी। ल बोजु, नानीले त झुलुङ्गैमै सुसु गरिसे। मैले तपाईँलाई भने होइन उठ्न साथ त्यसले पिसा फेरिदिन्छ भनेर। सुराल फेरिदिनु अब, सुराल खै त उता डोरीमा झुन्याएको छ, हेर्नु त सुक्यो कि सुकेन। अब फुपूले नानीलाई नाना फेरिदिन्छ है है। एकैछिन ल, ए नाना अब लाउने है। यता खै मान्दै मान्दिनँ त बाउजू, तपाईँ आफै लगाइदिनु इस लाउनु। आजकल कस्तो झगडा लु भएको छ भने नि, मलाई त दिक्कै लगाइसक्यो। आइज, एकछिन जुको लगाएर बस्न सक्दिनँ। बिचरालाई त्यसरी झाँगल जुको नगर्नु न बाउजू, टाउकै लर्ल्याक लुरुक हुने गरी हलाउनु हुन्न रे, दिमागमा चोट लाग्छ रे बाउजू। यसलाई त पिटे पनि हुन्छ, कसैसँग मान्दिनँ भने त्यही एउटा बाउ चाहिँसँग मान्छे। बाउ भने छोरीलाई एकैछिन पनि समात्दिने होइन। यसो गर मै उसो गर मै, छोराछोरी हुर्काउने काम चाहिँ आमाको मात्र त होइन होला है। एउटा बच्चा हुँदा त केही गर्न नभ्याउनेले किन अर्को बच्चा जन्मन हतार गर्नु भएको त बाउजू? छोरी मान्छेले बिहा गरेपछि बच्चा पाउँदिन भनेर सुख पाउने भए त खै के भन्नुहुन्छ बाउजू पनि, गाह्रो भयो पनि भन्नुहुन्छ, म त तपाईँको कुरा बुझ्दै बुझ्दिनँ। गाह्रो त भइहाल्छ नि, गाह्रो भयो भनेर बच्चै नजन्माउने भन्ने पनि हुन्छ त। रियाना छँदैछ नि, अहिले नै तपाईँले अर्को बच्चा जन्माउन किन हतार है रियाना? यो मात्र भएर पुग्छ त, छोरो पाउनु पर्यो नि, छोरो भए पो सन्तान छ भनेर ढुक्क हुन्छ त। ल के कुरा गरे होला यो बाउजूले, छोरी पनि आफ्नै बच्चा त हो नि। छोरी त आफूसँग हुन्जेल मात्र आफ्नो हो नानी। अर्काको घर जाने जातलाई सधैँ आफैसँग राख्न मिलेन। छोरो भयो भने पो सधैँ आफैसँग हुन्छ, वंश पनि अघि बढ्छ।
12: अब पनि छोरी नै जन्मियो भने?
11: अह, यसपालि त छोरो नै जन्मिन्छ।
12: र तपाईँलाई कसरी थाहा हुन्छ फेरि त?
11: थाहा भइहाल्छ नि। रियानाको पालीमा मलाई गुलियो गुलियो खान मन लाग्थ्यो, अहिले त्यस्तो खानै मन लाग्दैन। पहिलाको भन्दा कति कुरा फरक छ। म त ढुक्क छु, यसपटक त मेरो छोरा नै हुन्छ।
12: बाउजू जे पाए त्यही भने हुन्छ।
11: साँच्ची हो भने पेटमा छोरा छ कि छोरी छ भन्ने कुरा खानपानले अरू के के कुराले छुट्टिन्छ भन्छन् त बुढापाकाहरू।
12: खै त्यसरी थाहा हुन्छ जस्तो चाहिँ लाग्दैन है मलाई त।
11: फेरि के भयो यसलाई? के
12: भयो रियाना? के भयो? के भन्यो कि बाउजू यसले?
11: ऊ त्यो रातो टालो दिनु रे।
12: ए, यो खेल्ने भने हो रियाना? यो आऊ फुपूसँग, फुपू र नानी खेल्ने है। आऊ
11: जाऊ जाऊ, तिम्रो फुपूलाई बच्चा खेलाउन खुब मनपर्छ।
12: हो त है, बच्चासँग खेल्न कति रमाइलो हुन्छ, भन्ने आनन्द हुन्छ।
11: त्यस्तो बच्चा मनपर्ने मान्छेको बुद्धि नबिग्रेको भए त अलि समयपछि आफ्नै बच्चा खेलाउन पाइन्छ।
12: बच्चा खेलाउन आफैले जन्माउनु पर्छ भन्ने छ र बाउजू?
11: किन छैन, आफ्नो बच्चा जस्तो अरूको हुन्छ। जस्तो भए पनि छोरी मान्छेका लागि आफ्नो घर परिवार बच्चा भन्दा प्यारो अरू केही पनि हुँदैन। तपाईँको पो बुद्धि पुगेन, हरिसँग बिहा गरेर आनन्दले बस्न छोडेर।
12: ए बाउजू, फेरि त्यही कुरा नगर्नु न।
11: भएको कुरा नगरेर हुन्छ? हेर्नु कुसुम, हरिसँग बिहा नगरेर तपाईँले एकदम ठुलो

0: गराई दिन खोजेका अभिभावकहरू बाल विवाह नगरौँ अनि जात जातिहरू भन्नुपर्दाखेरि भेदभाव नगर्ने र यस्तो सानो उमेरमा गल्ती त भइ नै हाल्छ, अभिभावकले आफ्नो गल्ती सुधार्नुपर्छ, गल्तीलाई स्वीकार गर्नुपर्छ र जबरजस्ती विवाह कसैलाई नै गराउनु हुँदैन भन्ने भनाइराख्दछु।
1: गत हप्ता सोधेको प्रश्न थियो, छोरा छोरीलाई रङ र प्रकार छुट्याएर सामान किनिदिने चलन सही हो कि गलत? यसको सही उत्तर हो गलत। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत रुकुमबाट रेणुका जीएम पुन, दैलेखबाट खगेन्द्र नेपाली, रोल्पाबाट प्रेम कुंवर र कञ्चनपुरबाट श्यामकली राणा विजेता बन्नु भएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, मास्कोटमा बाल बालिकाका लागि हानि नगर्ने घरायसी खेलौना पसल कसले सुरु गरेको छ? प्रश्न फेरि एकपटक, मास्कोटमा बाल बालिकाका लागि हानि नगर्ने घरायसी खेलौना पसल कसले सुरु गरेको छ?
2: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तोता अनन्त कश्यप घिमिरे।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। नेपाल चौतारीमा हामी हरेक मंगलबार शुक्रबार विभिन्न समसामयिक सवालमा छलफल गर्दै आइरहेका छौं। नेपाल चौतारीमा आज भने हामी निर्वाचनभन्दा अलिकति फरक तर एकदमै महत्वपूर्ण विषयवस्तु मानसिक स्वास्थ्यका विषयमा केन्द्रित भएर छलफल गर्दैछौ।
2: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना FNबाट पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013456 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्ना विचारहरू लेख्न सक्नुहुन्छ।
1: हजुर, तपाईँ कार्यक्रम नेपाल चौतारी सुनिरहनु भएको छ। आज हामी नेपाल चौतारीमा मानसिक स्वास्थ्यका विषयमा छलफल गर्दैछौँ। हिजो 10 अक्टोबरको दिन चाहिँ विश्व मानसिक स्वास्थ्य दिवस भनेर मनाइन्छ र हाम्रो राष्ट्रिय प्राथमिकता सबैका निम्ति मानसिक सुस्वास्थ्यको व्यवस्था भन्ने मूल नाराका साथ चाहिँ हिजो विश्व मानसिक स्वास्थ्य दिवस मनाइयो। यसै सन्दर्भमा रहेर आज हामी नेपाल चौतारीमा छलफल गर्दैछौँ। आजको विषयमा छलफल गर्न मसँग मनोचिकित्सक डाक्टर कमल गौतम हुनुहुन्छ। डाक्टर कमल गौतम टिपिओ नेपालका कार्यकारी निर्देशक पनि हुनुहुन्छ। डाक्टर साहब, यहाँलाई कार्यक्रम नेपाल चौतारीमा स्वागत छ।
3: हस्, धन्यवाद।
1: हजुर, आराम हुनुहुन्छ?

0: हजुर सबै सन्चै छु।
1: हजुर, आज चाहिँ हामी अब खास यो नेपाल चौतारीमा निर्वाचनसँग सम्बन्धित विभिन्न विषयमा छलफल गरिरहेका थियौँ। आज चाहिँ यो मानसिक स्वास्थ्यको बारेमा छलफल गरौँ भनेर आज कार्यक्रम तय भएको छ। महत्त्वपूर्ण विषय पनि हो। अब आजको कार्यक्रमको सुरुमा चाहिँ जस्तो अब अलिकति यो मानसिक स्वास्थ्यको हामी कुरा गरिरहेछौँ। हिजो मानसिक विश्व मानसिक स्वास्थ्य दिवस मनाइयो। यो नेपालमा चाहिँ मानसिक स्वास्थ्यको यो अवस्था कस्तो छ अथवा यो मानसिक स्वास्थ्यलाई कसरी बुझ्ने गरिएको छ? आजको कार्यक्रमको सुरुवात चाहिँ यही प्रश्नबाट गरौँ डाक्टर साहब।
0: हस् प्रश्नको लागि धन्यवाद। विशेष गरी नेपाल जस्तो विकासोन्मुख देशमा चाहिँ मानसिक स्वास्थ्य भनेको चाहिँ एक प्रकारको गम्भीर मानसिक स्वास्थ्य समस्या, विशेष गरी अब आफूलाई चेतना नभएको होइन, त्यसरी आफ्नो ख्याल गर्न नसक्ने, अरूप्रति शङ्का गर्ने, असाधारण व्यवहारहरू देखाउने, एक्लै पराउँदै हिँड्ने, यस्तो खालको गम्भीर खालको मानसिक स्वास्थ्य समस्या वा नेपाली समाजमा चाहिँ यसलाई विपरीत रूपमा चाहिँ पागलपन भनेर पनि बुझ्ने गरेको छ। विशेष गरी मानसिक स्वास्थ्यलाई चाहिँ यही खालको गम्भीर मानसिक स्वास्थ्य समस्यामा मात्र लगेर चाहिँ बुझ्ने गरेको पाइएको छ, जुन चाहिँ गलत हो। र अर्को कुरा चाहिँ के छ त भन्दाखेरि हाम्रो जस्तो विकासोन्मुख देशमा चाहिँ यही जनचेतनाको कमीका कारणले गर्दाखेरि, त्यसै गरी दक्ष जनशक्तिको अभावका कारणले गर्दाखेरि र मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूप्रति लगाइने विभेद तथा कलङ्कका कारणले गर्दाखेरि चाहिँ धेरैजसो व्यक्तिहरू चाहिँ मानसिक स्वास्थ्य सेवामा प्रायःजसो आउने गर्दैन। लगभग भनिन्छ भन्दा नेपालमा लगभग 15-20% जनसङ्ख्यामा चाहिँ कुनै न कुनै खालको मानसिक स्वास्थ्य समस्या रहेको छ भन्ने कुरा चाहिँ हामीले अनुमान गर्न सक्छौँ। र विभिन्न अनुसन्धानले पनि यस्तै खालको नतिजा चाहिँ देखाइरहेका छन्। यद्यपि यो समस्या रहँदा रहँदै पनि अघि हामीले भनेका विभिन्न बाधा अडचनका कारणले गर्दा लगभग 90% व्यक्तिहरू जो मानसिक स्वास्थ्य समस्याबाट चाहिँ प्रताडित छन्, ती व्यक्तिहरू चाहिँ उपचारसम्म चाहिँ आउन सक्दैनन्। यो बिचमा चाहिँ ठुलो खाडल छ, केवल 10% हारहारी व्यक्तिले मात्र उपचार पाउने गर्दछ। अब यसबाट पनि हामीले के बुझ्न सक्छौँ भन्दा समस्या चाहिँ निकै छ। पछिल्लो समय COVID-19 को संक्रमण, त्यसै गरी भूकम्प लगायत महामारी, विभिन्न प्राकृतिक तथा मानव सृजित जुन यो डिजास्टरहरू छन्, यसका कारणले मानसिक स्वास्थ्य समस्या चाहिँ बढ्ने क्रममा छ। तर समस्याको लागि उपचार परामर्श लिन आउने व्यक्तिको संख्या कम रहेको हुँदा यो खाडल अझ ठुलो हुँदै जाने हो कि यसले अन्य अरू समस्याहरू निम्त्याउँछ कि भन्ने डर त्रास चाहिँ मानसिक स्वास्थ्य विशेषज्ञको रूपमा चाहिँ मैले देखेको छु।
1: हजुर, अब जस्तो यो मानसिक स्वास्थ्यको कुरा गरिरहँदाखेरि चाहिँ जस्तो एकदमै बारम्बार सुनिने शब्द भनेको चाहिँ डिप्रेसन भनेर भन्छौँ। विश्वको यसो तथ्याङ्क हेर्ने हुँदाखेरि चाहिँ विश्वमा हरेक वर्ष करिब 30 करोड मानिसहरू चाहिँ यो डिप्रेसनको शिकार भइरहेका छन् भनेर यो भनिँदो रहेछ। अब जस्तो यो डिप्रेसन भनिन्छ एउटा, अर्को चाहिँ तनाव भनिन्छ, चिन्ता अनि मनोरोग पनि भनिन्छ होइन, त्यस्तै गरी मानसिक समस्या, स्वास्थ्यको कुरा गर्दा समस्याको कुरा गर्छौँ। यसलाई हामीले एउटै डालामा राखेर बुझ्न सक्छौँ अथवा यसलाई अलिकति फरक तरिकाले बुझ्नुपर्ने भने कसरी बुझ्न सकिन्छ?
0: अब यो शब्दावलीहरूलाई चाहिँ हामीले कतिपय समय चाहिँ एकै प्रकारले बुझिएको हो कि भन्ने पाउँछौँ नेपाली समाजमा। यद्यपि यी शब्दावलीहरूको आफ्नै एउटा अर्थ छ। जस्तै हामीले तनाव भन्नाले चाहिँ जीवनमा दैनिक रूपमा आइपर्ने जुन खालका घटनाक्रमहरू छन् त्यसलाई हामीले तनावका रूपमा लिन्छौँ। अब तनाव हुँदैमा सधैँ नराम्रै हुन्छ पनि भन्ने छैन, किनभने तनावसँग जुझ्दै जाँदाखेरि हामीले तनावसँग कसरी जुझ्ने भन्ने कुराहरू सिक्छौँ, त्यो तनावसँग एउटा रेजिलियन्स हामीले विकास गर्छौँ, र भविष्यमा आइपर्ने तनावहरूलाई पनि कसरी हामीले ट्याकल गर्ने भन्ने कुरा चाहिँ हामीले त्यो तनावले सिकाउँछ। त्यही भएर तनाव भनेको सधैँ नराम्रो भन्ने चाहिँ हुँदैन। अब डिप्रेसन भन्दाखेरि चाहिँ हामीले सामान्यतया डिप्रेसन र एङ्जाइटी डिसअर्डर दुई प्रकारका यी डिसअर्डर छन्। यिनीहरूलाई हामीले साधारणतया देखिने मानसिक स्वास्थ्य समस्या पनि भन्ने गर्छौँ। र विश्वव्यापी रूपमा र नेपालमा पनि हेर्दाखेरि सबैभन्दा बढी व्यक्तिहरूलाई चाहिँ असर गर्ने भनेको समस्या यी दुईवटा हुन्, कमन मेन्टल डिसअर्डर भन्छौँ हामीले। र यो यसमा चाहिँ व्यक्तिलाई चाहिँ त्यो जो व्यक्ति प्रभावित छ उसलाई चाहिँ मलाई यो रोग लागेको छ भन्ने खालको हेक्का चाहिँ रहन्छ। यो खालको अवस्था हो जसमा चाहिँ डिप्रेसनमा अलिकति कम्तीमा 2 हप्तासम्म चाहिँ मनमा एकै नासले दिक्क खिन्न वा नरमाइलो लागिरहने, आफूले नियमित रूपमा गर्ने क्रियाकलाप गर्न सम्पन्न गर्न नसक्ने, त्यसै गरी पहिले रमाइलो लाग्ने रुचि लाग्ने क्रियाकलापहरूमा क्रमशः रुचि घट्दै जाने, निन्द्रामा कमी आउने, खानाको रुचि कम हुँदै जाने र बिस्तारै जीवनप्रति निराशावादी सोच आउने र कतिपय अवस्थामा आत्महत्याको बाटोसम्म डोर्याउने यस्तो खालको अवस्थालाई चाहिँ हामी डिप्रेसन भनेर बुझ्ने गर्छौँ। यो धेरै चाहिँ डिप्रेसन र एङ्जाइटी चाहिँ प्रायः जसो हामीले देख्ने गरेका समस्या हो। त्यसै गरी अर्कोतिर छ गम्भीर खालको मानसिक स्वास्थ्य समस्या, जुनमा चाहिँ सो व्यक्तिलाई चाहिँ चेतना हुँदैन, यो मलाई रोग लागेको छ भन्ने कुरा हुँदैन, उसलाई चाहिँ अन्य व्यक्तिहरूप्रति शङ्का लागिरहेको हुन्छ, अन्य व्यक्तिले मलाई षड्यन्त्र गरिरहेका छन्, मार्न खोजिरहेका छन् भन्ने खालको भ्रम पनि रहेको हुन्छ, र मलाई यो रोग लागेको छ भने चेतना हुँदैन कि यो जे भइरहेको छ यो सबै रियल हो भन्ने खालको भ्रम हुन्छ, यसलाई चाहिँ हामी स्वास्थ्य समस्या वा साइकोसिस पनि भनिन्छ। अब नेपालमा यसलाई विकृत रूपमा पागलपन भनेर बुझिन्छ, यद्यपि यो भाषा चाहिँ हामीले सभ्य रूपमा प्रयोग नगर्नु नै भनेर भन्छौँ। र हजुर यस्तो खालको समस्या छन् र यसको आफ्नो चाहिँ मिनिङ छ र यी फरक खालका चाहिँ डिसअर्डर हुन् र अब हामीले रोग भन्दाखेरि चाहिँ जब त्यो व्यक्तिलाई चाहिँ समस्याको रूपमा यी समस्याहरू क्षणिक रूपमा जस्तै हामीलाई कहिलेकाहीँ तनाव हुँदा कहिलेकाहीँ नरामाइलो लाग्नु कहिलेकाहीँ उदास हुनु कहिलेकाहीँ अलिक चिन्तित रहनु मानव एउटा इमोसनको एउटा स्वाभाविक प्रक्रिया पनि हो तर जब त्यसले चाहिँ बिस्तारै असर गर्दै जान्छ र त्यस व्यक्तिमा चाहिँ त्यो अधिक लक्षणहरू आउन थाल्छन् अलि लामो समयसम्म रहन्छन् र दैनिक रूपमा त्यसले कार्य सम्पादन आफ्नो क्रियाकलापहरूमा असर गर्न थाल्छ भने त्यसलाई चाहिँ हामीले रोग भनेर भन्छौँ, मानसिक स्वास्थ्य समस्या वा मानसिक रोग पनि भन्ने गर्छौँ। यसरी चाहिँ हामी यी शब्दावलीहरूलाई बुझ्यौँ भने सही ढङ्गमा बुझेको जस्तो देखिन्छ।
1: यहाँ डाक्टर साहब यहाँले भन्नुभयो नि जस्तो यो मानसिक समस्या भएपछि देखिने लक्षणका कुरा गर्नुभयो, देखिने लक्षणका कुरा गर्नुभयो, जस्तो यो डिप्रेसनको कुरा गरिँदाखेरि चाहिँ हिडन डिप्रेसन अथवा नदेखिएको डिप्रेसन, नदेखिने खालको डिप्रेसन भनेर पनि भनिँदो रहेछ, त्यस्तो चाहिँ कसरी थाहा हुन्छ? अब देखिँदै देखिने त थाहा भइहाल्यो, नदेखिने पनि हुन्छ भन्ने खालको कुराहरू पनि रहेछ, यसलाई कसरी बुझ्ने?
0: हजुर, अब यो कस्तो छ भने देखिने र नदेखिने भन्ने ठ्याक्कै त्यस्तै प्रकारले त हामीहरू यो जुन मानसिक स्वास्थ्यको विज्ञानमा मनोविज्ञानमा हामीले त्यसलाई त्यसरी परिभाषित त गर्दैनौँ, तर पनि कस्तो हुन्छ भन्दाखेरि अब जुन यो हामीले सामान्यतया यस्ता खालको जुन डिप्रेसन एङ्जाइटी लगायतको डिसअर्डरले चाहिँ इन्टर्नलाइजिङ डिसअर्डर भन्छौँ, जुन चाहिँ बाहिरी रूपमा चाहिँ अरू व्यक्तिहरूले चाहिँ देख्दैन, जस्तै अहिले हामीले कुरा गरेको तपाईँको गम्भीर खालको मानसिक स्वास्थ्य समस्या छ भने अन्य व्यक्तिहरूप्रति शङ्का गर्ने, अन्य व्यक्तिहरूलाई आक्रमण गर्ने, एक्लै गरबराउने बोल्ने खालका असामान्य व्यवहारहरू बाहिरी रूपमा देख्छौँ, त्यही भएर यसलाई एक्सटर्नलाइजिङ भन्छौँ भने जुन यो डिप्रेसन एङ्जाइटी भनेको चाहिँ इन्टर्नलाइजिङ त्यो व्यक्तिले महसुस गर्छ र बाहिरी रूपमा चाहिँ त्यो व्यक्त अभिव्यक्त नहुने हुँदाखेरि कतिपय अवस्थामा चाहिँ हामीले देख्दैनौँ। तर पनि हामीले याद गर्नुपर्ने कुरा चाहिँ के छ त भन्दा यो जुन मानसिक स्वास्थ्य समस्या भएका डिप्रेसन भएका व्यक्तिहरूलाई चाहिँ हामीले विभिन्न चारवटा बुदाङ्गत लक्षण हुन्छ देख्न सक्छौँ। एउटा चाहिँ उनी सोचमा आउने परिवर्तन वा कग्निटिभ सिम्टम्स हामीले भन्छौँ, जस्तै एकदम निराशावादी सोचहरू आउने, भविष्य प्रतिको निराशापन होइन, आत्महानि वा आत्महत्या सम्बन्धी सोचहरू लगायत इत्यादि हुनसक्छ। दोस्रो चाहिँ भावनात्मक लक्षण हुन्छ, एकदमै उदास दिक्क मानेर बस्ने, एक्लै बस्ने होइन हुने, यस्तो खालको लक्षणहरू देख्न सक्छौँ। तेस्रो भनेको चाहिँ हामीले बिहेभियरल सिम्टम्स भन्छौँ वा व्यवहारिक रूपमा देखिने लक्षण, जस्तै डिप्रेसन हुँदाखेरि चाहिँ त्यो व्यक्ति अन्य व्यक्तिहरूसँग अन्तर्क्रिया एकदमै कम गर्ने वा नगर्ने होइन, त्यसरी एक्लै बस्न रुचाउने होइन, अलिकति रिसालु चिडचिडापन देखिन्छ, यो चाहिँ व्यवहारिक परिवर्तन हामीले देख्छौँ भने त्यसरी शारीरिक लक्षण चौथो भनेको चाहिँ यसमा चाहिँ जुन अन्तर्गत शरीरका विभिन्न भागहरू दुख्ने, झमझमाउने, पोल्ने, सिल्का हान्ने, टाउको दुख्ने, पेट दुख्ने, कम्मर दुख्ने लगायतका यस्ता शारीरिक लक्षणहरू पनि हामीले देख्छौँ। त्यो भएको हुनाले यी चारवटा जुन कग्निटिभ, इमोसनल, बिहेभियरल र फिजिकल सिम्टम्स छन्, अब कतिपय व्यक्तिहरूले यी सबै चारैवटा विभिन्न खालका लक्षणहरू देखाउँछन्, लक्षणहरू केही तलमाथि फरकहरू चाहिँ हुन सक्छन् व्यक्ति पछि, तर समग्र रूपमा यी चार थरीका लक्षण देखिन्छ र जो व्यक्तिको सँग घुलमिल गर्छ, नजिकबाट रहेको व्यक्ति केही व्यक्तिहरूले यो लक्षणहरू याद गर्न सक्छन् भने धेरै जसो समय चाहिँ यो आफ्नो मनमै र सीमित रहने कुरा भएको हुँदाखेरि मनोभावना आफूले अरूलाई नभन्दासम्म व्यक्त नगर्दासम्म कतिपय अवस्थामा चाहिँ डिप्रेसन चाहिँ समयमै पहिचान नहुने गरेको र त्यसका कारणले गर्दा समयमा उपचारमा नआउँदाखेरि आत्महत्याका घटनाहरू प्रयासहरू पनि भएको चाहिँ पाइन्छ।
1: हजुर, अब जस्तै कुराकानी के क्रममा छौँ हामी, जस्तो यो बालबालिकामा यो मानसिक समस्याका कुरा गर्दाखेरि बालबालिकामा त के समस्या होला र सबै कुरा अभिभावकको भरमा हुन्छ अथवा बालबालिकामा त्यस्तो के चाहिँ समस्या होला र भन्ने पनि भन्ने गरिन्छ, यो बालबालिकामा चाहिँ कस्तो खालका मानसिक समस्या देखिन्छन् अथवा देखिने गर्छन्?
0: हजुर, अब एकदमै राम्रो प्रश्न सोध्नुभयो अनन्तजी। अब यसमा मैले चाहिँ के भन्न चाहन्छु भन्दा हाम्रो समाजको बुझाइ के गलत छ भन्दाखेरि हामीले चाहिँ बालबालिकामा नै मानसिक स्वास्थ्य समस्या हुन्छ र बालबालिका नै डिप्रेसन हुन्छ र मेरो बच्चालाई किन डिप्रेसन हुने त, मैले उसलाई लाउन दिएकै छु,
1: खाना दिएकै छु, हजुर
0: पढाउँछु, म एकदम सम्पन्न परिवारमा छु होइन, मसँग यति सम्पत्ति छ, धेरै जसो टाइम हामीले जस्तै मैले आफूले क्लिनिकल्ली प्र्याक्टिस गर्दाखेरि पनि के पाउँछु भन्दाखेरि र अहिले जुन एउटा म गैर सरकारी संस्थामा आबद्ध छु त्यहाँबाट हामीले सामान्य हस्पिटलमा काम गर्दाखेरि पनि के देखिन्छ भन्दा, मैले सबै त पुर्याइदिएको छु, किन बच्चालाई डिप्रेसन हुन्छ र बच्चाहरूलाई पनि एङ्जाइटी डिप्रेसनको समस्या हुन्छ र भन्ने खालको प्रश्न चाहिँ पाइन्छ कि।
1: अब यो पनि जस्तो कुन उमेर समूहमा, जस्तो अब 5 वर्षभन्दा मुनिकै अथवा 2 वर्ष 3 वर्षको अवस्थामा हुन्छ कि हुँदैन भन्ने पनि।
0: हजुर, अब यो चाहिँ कस्तो छ भन्दा, हामीले अब अहिले विश्वव्यापी रूपमा पहिलेको मान्यता चाहिँ के थियो भन्दा, यो मानसिक स्वास्थ्य समस्या चाहिँ किशोर अवस्थामा, बाल्यकालमा नभएर वयस्क अवस्थामा मात्र हुन्छ कि भन्ने खालको बुझाइ पनि थियो। तर पछिल्ला क्रममा हामीले के पाएका छौँ भने, अहिले ग्लोबल्ली जुन अहिले भएका अध्ययन अनुसन्धानले चाहिँ के देखाउँछ त भन्दाखेरि, लगभग 50% मानसिक स्वास्थ्य समस्या चाहिँ 14 वर्षको उमेरभित्र सुरु हुन्छन् र 17-18 वर्षको उमेरसम्म पुगिसक्दा चाहिँ लगभग 75-80% मानसिक स्वास्थ्य समस्याको जड जुन उत्पन्न हुने अवस्था चाहिँ त्यो उमेरभित्र सुरु भइसक्छ है भन्ने खालको चाहिँ अध्ययन अनुसन्धानले देखाएको छ। भनेपछि अब हामीले बालबालिका किशोर किशोरीमा चाहिँ मानसिक स्वास्थ्य समस्या हुँदैन भन्ने बुझाइ जुन छ त्यो चाहिँ गलत रहेछ भन्ने अहिले चाहिँ साबित भएको छ। त्यसैले अहिले हामीले हेर्छौँ भने अहिले धेरै जसो जुन हाम्रो टिपिओ नेपालले काम गर्ने लगायत अहिले ग्लोबल्ली चाहिँ अहिलेको एउटा एटेन्सन चाहिँ केमा छ त भन्दा, बालबालिका तथा किशोर अवस्थामा नै हामीले यसलाई चाहिँ रोकथाम गर्ने उपायहरू अवलम्बन गऱ्यौँ भने, बालबालिका किशोर किशोरको मानसिक स्वास्थ्य प्रवर्धन गर्ने खालका कार्यक्रम गऱ्यौँ भने र समयमै पहिचान गर्ने अर्ली डिटेक्सन र ट्रिटमेन्टको कुराहरूमा ध्यान दियौँ भने, अन्ततोगत्तो जुन यसले वयस्क अवस्थामा पार्न सक्ने प्रभाव हुन्छन् त्यसलाई चाहिँ न्यूनीकरण गर्न सकिन्छ है भन्ने खालको चाहिँ प्रयास तथा पहलहरू भइरहेका छन् र त्यो सम्बन्धीका कार्यक्रमहरू पनि हामी टिपिओ नेपाल लगायत विश्वव्यापी रूपमा धेरै सङ्घ संस्थाहरू लगायत डब्लुएचओ युनिसेफ लगायतका संस्थाहरूले पनि यसमा चाहिँ अहिले धेरै ध्यान आकर्षण गरेको चाहिँ हामी देख्न
1: सक्छौँ। हजुर, हामी कार्यक्रम नेपाल चौतारीमा छौँ। नेपाल चौतारीमा आज हामी मानसिक स्वास्थ्यका बारेमा कुराकानी गरिरहेका छौँ। कार्यक्रममा एउटा छोटो विश्राम लिन्छौँ, त्यसपछि हामी हाम्रो कुराकानीलाई निरन्तरता दिनेछौँ।
2: तपाईँ अहिले एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ। हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660134567 र 9801575008। यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन। साथै तपाईँ अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ।
1: हजुर, तपाईँ कार्यक्रम नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा चाहिँ आज हामी मानसिक स्वास्थ्यका बारेमा कुराकानी गरिरहेका छौँ। मानसिक स्वास्थ्यको अवस्था के छ, यसका समस्या कस्ता खालका समस्या देखिन्छन्, समस्याका समाधानका उपायहरू के कस्ता हुन् भन्ने विषयमा रहेर हामी छलफल गरेका छौँ। हामीसँग डाक्टर कमल गौतम हुनुहुन्छ, उहाँ टिपिओ नेपालका कार्यकारी निर्देशक पनि हुनुहुन्छ। यसै क्रममा हामीसँग एकजना सहभागी आइसक्नु भएको छ टेलिफोनमा, उषा ढुङ्गाना हुनुहुन्छ अछामबाट। उषाजी, कार्यक्रम नेपाल चौतारीमा स्वागत छ यहाँलाई।
3: हजुर नमस्कार, अनि अतिथिज्यूलाई पनि नमस्कार।
1: हजुर, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस् न।
3: हजुर, मेरो प्रश्न यस प्रकार छ, मनोवैज्ञानिक पक्षले मानसिक स्वास्थ्यले कस्तो असर पार्छ र मानसिक स्वास्थ्यलाई गुणस्तरीय बनाउन कुन कुन कुराहरूको आवश्यकता पर्छ।
1: हस्, धन्यवाद प्रश्नको लागि उषा ढुङ्गानाजी। हामी तपाईँको प्रश्नको जवाब चाहिँ हाम्रो आजको अतिथिबाट लिन्छौँ, डाक्टर कमल गौतम।
0: धन्यवाद। अब मनोविज्ञान भन्नाले मानसिक स्वास्थ्यमा चाहिँ कस्तो छ भन्दा, हामीले यसका प्रोटेक्टिभ फ्याक्टर रिस्क फ्याक्टर हेर्ने हो भने हामीले एउटा बायोलोजिकल साइकोलोजिकल सोसियल बायो साइको सोसियल मोडल भनेर चाहिँ त्यसले चाहिँ व्याख्या गर्छ प्राय जसो मानसिक स्वास्थ्य र मानसिक स्वास्थ्य समस्यालाई। र त्यो अन्तर्गत कस्तो छ भने, मनोविज्ञान भनेको त्यो व्यक्तिले कसरी सोच्ने गर्दछ, त्यो व्यक्तिले आफ्नो दैनिक तनावहरूसँग कसरी जुझारूपन देखाउँछ, समस्या समाधान गर्ने क्षमता कस्तो छ होइन, र उसको आफ्नो बिहेभियर कस्तो छ, व्यक्तित्व कस्तो छ होइन, अन्य व्यक्तिहरूसँग घुलमिल हुने वा आफू चाहिँ इन्ट्रोभर्ट आफ्नो समस्याहरू अरूलाई नभन्ने, यी सबै अवस्थाहरू चाहिँ विशेष गरी मानसिक स्वास्थ्यलाई सबल बनाउने कुरामा पनि हुन्छन् भने, र सँगसँगै यस्तो खालको जस्तो विशेष गरी अन्तर्मुखी स्वभाव भएका व्यक्तिहरू आफ्नो समस्याहरूसँग राम्रोसँग जुझ्न नसक्ने, विशेष गरी नेगेटिभ कोपिङ मेकानिजम भएका व्यक्तिहरू चाहिँ अलिक बढी मानसिक स्वास्थ्य समस्याबाट प्रभावित हुन्छन् है भन्ने खालको कुरा चाहिँ हामीले समग्र रूपमा बुझ्न सक्छौँ। मानसिक स्वास्थ्यलाई अब सबल बनाउन के गर्न सकिन्छ भन्दाखेरि चाहिँ, हामीले चाहिँ अब एउटा चाहिँ मानसिक स्वास्थ्य भनेको खुलेर कुरा नगरिने विषय हो, किन भन्दा हाम्रो जस्तो देशमा मानसिक स्वास्थ्यको बारेमा आफ्नो अरूलाई भन्न पनि हामी हिचकिचाउँछौँ, घर परिवारमा पनि सबैसम्म समस्या भयो भने बिताएर राख्छौँ। त्यो भएर सबैभन्दा पहिला चाहिँ मानसिक स्वास्थ्यको बारेमा यो पनि एउटा समस्या हो। शारीरिक स्वास्थ्य जस्तै मानसिक स्वास्थ्य पनि हाम्रो एउटा कम्पोनेन्ट भएको हुँदा यसबारेमा खुलेर कुरा गर्ने होइन, र सानैदेखि मानसिक स्वास्थ्य रूपमा सबल बनाउनको लागि चाहिँ बाल बालिकाहरूलाई अर्ली चाइल्डहुड डेभलपमेन्टको टाइममा अलिकति हामीले प्यारेन्टिङको हिसाबले अलिक राम्रो अभिभावकत्व दिने, त्यसै गरी हामीले दैनिक रूपमा शारीरिक व्यायामहरू क्रियाकलापहरू गर्ने, त्यसै गरी जाँड रक्सी लगायत मादक पदार्थ लागु औषधको सेवन नगर्ने होइन, र समस्या भएमा चाहिँ हामीले तुरुन्तै तालिम प्राप्त स्वास्थ्यकर्मी, मनोचिकित्सक वा त्यसै गरी मनोपरामर्शदातासँग चाहिँ सम्पर्क गऱ्यौँ भने यसलाई चाहिँ हामी समग्र रूपमा चाहिँ मानसिक स्वास्थ्यलाई सबल बनाउन सक्छ।
1: हामीसँग अर्का सहभागी हुनुहुन्छ, अनुमोल खत्री हुनुहुन्छ बागलुङबाट। अनुमोल जी, कार्यक्रम नेपाल चौतारीमा स्वागत छ यहाँलाई। तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्। आज हामी मानसिक स्वास्थ्यका बारेमा कुराकानी गरिरहेका छौँ।
4: हाम्रो डाक्टर साहबले पनि नमस्कार।
0: नमस्कार, नमस्कार।
4: मेरो प्रश्न के छ भन्दा यो मानसिक रोग सुरुवात जुन हुन्छ यो कारण के हो, जुन अन्तिम गरियो जुन कति प्रकारका हुन्छन् यो मानसिक रोग कति प्रकारका हुन्छन्, अनि फेरि मानसिक रोगलाई नियन्त्रण गर्ने
1: हस् प्रश्नको लागि धन्यवाद अनुमल खत्रीजी। म अर्का सहभागीको पनि प्रश्न लिन्छु, अर्को सहभागी पनि आइसक्नु भएको छ, सीता अधिकारी हुनुहुन्छ काठमाडौँबाट। सीताजी, कार्यक्रम नेपाल चौतारीमा स्वागत छ यहाँलाई। सुन्दै हुनुहुन्छ, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस् न। हजुर, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्। आज हामी मानसिक स्वास्थ्यको बारेमा कुराकानी गरिरहेका छौँ।
5: नमस्कार, नमस्कार डाक्टर साहब, म सीता अधिकारी नयाँ बालेश्वरदेखि। म चाहिँ विगत 3 वर्षदेखि पिसाबको समस्या, पिसाब पोल्ने समस्या, एकदम युरोलोजी डाक्टरलाई देखाउँदाखेरि पिसाब सम्बन्धी केही पनि नदेखि नि, पछि चाहिँ यतै यो मानसिक समस्याले नै हो कि भनेर, अनि यहाँ चाहिँ मैले डुलट औषधि खाइरहेको छु अहिले, अनि यो चाहिँ यो त्यही भएर यो औषधि कहिलेसम्म खानुपर्ने हो, छोड्न मिल्छ कि मिल्दैन, कि यदि मानसिक समस्याले गर्दा पिसाब पनि पोल्छ र भनेर मैले हजुरलाई प्रश्न सोध्न चाहेँ।
1: हस् धन्यवाद, सीता अधिकारी काठमाडौँबाट हुनुहुन्थ्यो। डाक्टर साहब दुईजनाले सब प्रश्न राख्नुभयो, अनुमोल खत्री त्यस्तै गरी सीता अधिकारी।
0: हस् म पहिला चाहिँ अनमोलजीको प्रश्नको उत्तर दिन चाहन्छु। अब मानसिक स्वास्थ्य कति प्रकारको हुन्छन् भन्दाखेरि अब धेरै नै छ होइन, जस्तै यसलाई हामीले विश्व स्वास्थ्य सङ्गठनको चाहिँ हामीले एउटा वर्गीकरण छ त्यसलाई आई इन्टरनेसनल क्लासिफिकेसन अफ डिजिज भन्छौँ, त्यो अन्तर्गत हेर्ने भने हामीले एफ क्याटेगोरीमा एफ 0 to 99 भनेर 900 प्रकारको ब्रोडर क्याटेगोरीमा राख्छौँ, त्यो अन्तर्गत पनि भित्र फेरि अलि विभिन्न प्रकारका रोग चाहिँ छन्। त्यही भएर मानसिक स्वास्थ्य चाहिँ अब सयौँको हिसाबले धेरै समस्याहरू छन्, र साधारणतया चाहिँ हामीले देखिने भनेको चाहिँ चिन्ताजन्य समस्या वा एङ्जाइटी डिसअर्डर, त्यसै गरी डिप्रेसनको समस्या, त्यसै गरी गम्भीर खालको मानसिक स्वास्थ्य समस्या जस अन्तर्गत चाहिँ विशेष गरी सिजोफेनिया, त्यसै गरी बाइपोलर डिसअर्डर र लागु औषधका समस्याहरू कमन रूपमा चाहिँ हामीले देखिने यस्ता खालका समस्याहरू अलिक बढी व्याप्त रहेको चाहिँ पाउँछौँ, र यसको नियन्त्रणको लागि मैले अघि पनि भने हामीले आफ्नो स्वस्थ शारीरिक क्रियाकलापहरू गर्ने, शारीरिक व्यायामहरू गर्ने, त्यसै गरी आफूलाई रुचि लाग्ने क्रियाकलापहरूमा जोडिएर बस्ने, र आफूलाई तनाव व्यवस्थापनमा के क्रियाकलापले सहयोग गर्छ त्यो खालको क्रियाकलापहरू अवलम्बन गर्ने, र समस्या भएमा तालिम प्राप्त स्वास्थ्यकर्मी तथा मनोचिकित्सक वा मनोपरामर्शकर्तासँग हामीले सहयोग लियौँ भने चाहिँ यसबाट चाहिँ छुटकारा पाउन सकिन्छ। र दोस्रो प्रश्न हाम्रो सीताजीको जुन पिसाब पोल्ने समस्या भन्नुभयो, मैले अघि नै पनि हाम्रो सुरुवातमा मानसिक स्वास्थ्य समस्या डिप्रेसनका लक्षणको बारेमा कुरा गर्दाखेरि भनेको थिएँ, यसले जुन मानसिक स्वास्थ्य समस्याका विभिन्न 4 बुदागत लक्षणहरू हामीले देख्छौँ, एउटा चाहिँ जसमध्ये शारीरिक लक्षण पनि एउटा हो, शरीर झमझमाउने, पोल्ने, लाटो हुने, टाउको दुख्ने, कम्मर दुख्ने होइन, त्यस गरी पिसाब पोल्ने, शरीरका विभिन्न भागहरूमा चाहिँ दुखाइ वा घोचपेच महसुस हुने, यस्ता खालका विभिन्न लक्षणहरू हुन्छन् होइन। अब तर हामीले एउटै लक्षणका आधारमा यतिकै यो समस्या हो कि होइन भनेर भन्दैनौँ, किन भन्दा मानसिक स्वास्थ्य समस्यालाई चाहिँ हामीले एउटा सिन्ड्रम भन्छौँ, भनेको विभिन्न खालका लक्षणहरूको एकीकृत समूहको रूपमा चाहिँ हामी बुझ्नुपर्छ। यदि यी लक्षणहरू छन्, यी लक्षणले गर्दा आफ्नो दैनिक क्रियाकलापमा असर गरिरहेका छन्, अलि लामो समयसम्म रहिरहेको छ भने चाहिँ मानसिक स्वास्थ्य समस्या हुनसक्छ भनेर हामीले चाहिँ एउटा शङ्का गर्न सक्छौँ, र त्यो क्रममा अरू शारीरिक लक्षण छन् कि जस्तै पिसाब पोल्ने, शरीर झमझमाउने, टाउको दुख्ने, अरू कारणले पनि हुनसक्छ, ती शारीरिक कारणहरू पनि छन् कि छैनन्, वा ती शारीरिक कारणहरू छैनन् भने मानसिक स्वास्थ्य समस्या हुन सक्ने पनि भयो, वा छन् तर त्यो जुन लक्षणहरूको गम्भीरता छ त्यो चाहिँ त्यो शारीरिक लक्षणले मात्र वा शारीरिक रोग चाहिँ व्याख्या गर्न सक्दैन भने पनि त्यसलाई चाहिँ हामीले एउटा मानसिक स्वास्थ्य समस्याको रूपमा बुझ्न सक्छौँ। अब यहाँले राख्नुभएको समस्या चाहिँ एकपल्ट दक्ष मनोचिकित्सक सँग चाहिँ एकपल्ट तपाईँले सम्पर्क गर्नुभयो भने तपाईँको रोग के हो, त्यसको रोगको लक्षणहरू कति समयदेखि रहेका छन्, तपाईँलाई कतिको असर गरेको छ,
1: मैले औषधि पनि खाँदैछु भनेर भन्नुभएको थियो। हजुर,
0: औषधि पनि खाइरहनु भएको छ ड्युलोक्सेटिन, त्यो खानुभएको छ भने त्यसलाई हामीले अब राम्रो भइसके पश्चात चाहिँ केही महिना त्यही सेममा मेन्टेन गरेर घटाएर बन्द गर्न पनि सक्छौँ। बन्द गर्नै नसके चिन्डेबल खानुपर्ने भन्ने चाहिँ होइन। यद्यपि केही मानसिक समस्याहरू चाहिँ अलिक बल्झिने खालको भएको हुँदा बन्द गरिसके पश्चात केही व्यक्तिहरूमा बल्झिने हुँदा बल्झिँदा फेरि त्यसलाई चाहिँ हामीले नयाँ एउटा समस्याको रूपमा पनि हेरेर अगाडि बढाउनुपर्छ। यसको लागि तपाईँको नजिक चाहिँ कहाँ बस्नुहुन्छ, तपाईँको नजिक पर्ने एउटा मनोचिकित्सकलाई चाहिँ सम्पर्क गर्नुभयो भने चाहिँ त्यहाँबाट चाहिँ हामीले त्यो औषधि उपचारलाई चाहिँ व्यवस्थापन गर्न सकिन्छ।
1: हजुर, हामी मानसिक स्वास्थ्यको बारेमा कुराकानी गरिरहेका छौँ। हामीसँग अर्का सहभागी आउनु भएको छ कैलालीबाट, विनोद मगर हुनुहुन्छ। विनोदजी, कार्यक्रम नेपाल चौतारीमा स्वागत छ यहाँलाई। विनोदजी, उहाँसँगको टेलिफोन सम्पर्क टुटेको छ। डाक्टर साहब, हामी कुराकानी क्रममा छौँ। यो हेलो,
0: हजुर
1: जस्तो यो अघि हामीले बालबालिकाको पनि कुरा गऱ्यौँ, त्यस्तै गरी अहिले अब केही सहभागीहरूले प्रश्न पनि सोध्नुभयो। यो मानसिक स्वास्थ्य अथवा मानसिक समस्याका कुरा गर्छौँ, मनोरोग भन्छौँ, अथवा अघि हामीले विभिन्न टर्मिनोलोजी पनि युज गऱ्यौँ, यो वंशाणुगत पनि हुन्छ, वंशाणुगतका कारणले पनि यो हुने हुन्छ?
0: हजुर हजुर आनन्दजी, अहिले पनि मैले एउटा कुरा राखेको थिएँ, मानसिक स्वास्थ्य समस्या हुनुको कारण चाहिँ हामीले तिनवटा, अब यसलाई एउटै कारण भन्ने छैन। जस्तै शारीरिक रूपमा चाहिँ हामीले हेऱ्यौँ भने जस्तै कोरोना केले गर्दा हुन्छ भन्दा COVID-19 भाइरसको संक्रमणले गर्दा हुन्छ भने एकदम सजिलैसँग भन्न सक्छौँ। तर मानसिक स्वास्थ्य समस्या केले हुन्छ भन्यो भने हामीले ठ्याक्कै सिङ्गल एउटा कारण चाहिँ पत्ता लगाउन सक्दैन। यो चाहिँ मल्टी फ्याक्टोरियल कजेसन भन्छ हामीले, वृहत कारणहरू हुन्छ, जस अन्तर्गत एउटा जैविक कारण भयो, एउटा मनोवैज्ञानिक कारण हुन्छ, अर्को सामाजिक कारण हुन्छ। जैविक, मनोसामाजिक र मनोवैज्ञानिक कारण, यी तिनवटा कारणहरूको मिश्रित प्रतिक्रियाको रूपमा, असरको रूपमा चाहिँ मानसिक स्वास्थ्य समस्या देखिने गर्छ। त्यस अन्तर्गत अहिले मैले मनोवैज्ञानिक कुराहरू केही विश्लेषण गरेँ र अब यहाँले भन्नुभएको जुन यो वंशाणुगत भन्नुभयो यसलाई चाहिँ जैविक कारणमा हामी राख्छौँ। जस्तै आफ्नो घर परिवारमा वंशाणुगत रूपमा तिन पुस्ताभित्र कसैलाई मानसिक स्वास्थ्य समस्या छ भने विशेष गरी डिप्रेसन, त्यसै गरी बाइपोलर डिसअर्डर, सुसाइडको कुरा, आत्महत्याको कुरा, बाइपोलर डिसअर्डर, यी रोगहरूमा चाहिँ बढी वंशाणुगत कारण पनि देखिन्छ। र यो सँगसँगै अरू आफूसँग भएका शारीरिक रोगहरू जस्तै हामीले मधुमेह, प्रेसरको रोग, मुटुको रोग होइन, त्यसै गरी विशेष गरी इन्डोक्राइन वा थाइरोइड सम्बन्धी रोगहरू, यस्ता रोग भएका व्यक्तिहरूमा अलिकति बढी मानसिक स्वास्थ्य समस्याको जोखिम बढिरहन्छ। त्यो भएको हुनाले वंशाणुगत कारण पनि योसँग चाहिँ जोडिएर आउँछ। तर कुनै पनि एउटा कारणले गर्दा पक्कै चाहिँ मानसिक स्वास्थ्य समस्या हुन्छ भनेर हामीले यकिन गर्न सक्दैनौँ। तर अघि हामीले बताएका जैविक, मनोवैज्ञानिक र सामाजिक कारणहरू जति धेरै भयो त्यसले चाहिँ मानसिक स्वास्थ्य समस्याको हुने सम्भावना र जोखिमलाई चाहिँ बढाउँछ।
1: जस्तो अब पछिल्लो समय चाहिँ यो जीवनशैली, खानपानको कुरा पनि बढ्दै यसको फरक हुँदै गइरहेको छ होइन। त्यो सँगसँगै अस्ति एउटा मैले अघि यहाँले भन्नुभयो, सायद अर्को कुरा जस्तो यो हर्मोनको कारणले पनि चाहिँ एक समस्या हुन्छ भन्ने कुराहरू गरिरहँदाखेरि चाहिँ यहाँले अहिले भर्खर थाइरोइडको कुरा पनि जोड्नुभयो। थाइरोइड कुरा जोडिरहँदाखेरि चाहिँ मैले अस्ति भर्खरै एउटा पढिरहेको थिएँ, त्यहाँ चाहिँ यो हामीले खाने जुन नुन छ, नुनको मात्रा बढिरहेको छ अथवा त्यसमा राखेको आयोडिनको मात्रा बढी भएको कारणले विभिन्न समस्या पनि आइरहेको छ, जस्ता कुराहरू पनि गरिरहेको छौँ। यो जीवनशैली, खानपानका कुराहरूले चाहिँ यो मानसिक स्वास्थ्यलाई कति चाँडो असर गर्छ?
0: हजुर हजुर, अब विशेष गरी खानपानको हामीले कुरा गर्दाखेरि चाहिँ मानसिक स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने भनेको चाहिँ लागु औषधहरू, विशेष गरी मादक पदार्थ जस्तै रक्सीको दुर्व्यसनी, त्यसरी लागु औषध जस्तै तपाईँको कोकेन, हिरोइन, एम्फेटामिन, त्यसै गरी अरू विभिन्न भाङहरू भयो होइन, यदि यस्ता खालका लागु पदार्थ चाहिँ हामीले सेवन गर्यौँ र त्यसलाई दुर्व्यसनीको रूपमा वा त्यसको हार्मफुल युज होइन शरीरलाई हानि पुर्याउने खालको मात्रामा चाहिँ हामीले प्रयोग गर्न थाल्यौँ भने प्रायः जसो कस्तो हुन्छ भन्दा यस्ता खालका पदार्थले चाहिँ हाम्रो दिमागमा गएर दिमागमा असर हुन्छ र त्यसले गर्दाखेरि चाहिँ के छ भन्दा हाम्रो मन मस्तिष्कलाई चाहिँ हाम्रो पानी बेहोरा, हाम्रो भावना र व्यवहारलाई चाहिँ सन्तुलनमा राख्ने भनेका केही न्युरोकेमिकलहरू छन्। जस्तै डोपामिन भन्ने तत्त्वले चाहिँ हामीलाई खुसी बनाउँछ, त्यस गरी सेरोटोनिन भन्ने तत्त्व हुन्छ हाम्रो दिमागमा, त्यो सेरोटोनिन भन्ने तत्त्वले हामीलाई मनलाई स्थिर राख्ने काम गर्छ। यस्ता खालका लागु औषध खाँदाखेरि चाहिँ यस्ता खालका केमिकलहरूको असन्तुलनले गरिन्छ, जुन असन्तुलनका कारणले गर्दाखेरि चाहिँ हामीसँग डिप्रेसन, त्यसरी एङ्जाइटी, त्यसरी गम्भीर खालको मानसिक स्वास्थ्य समस्याहरू चाहिँ यसले उत्पन्न गराउन सक्छ। त्यो भएर विशेष गरी खानपानको कुरा गर्दाखेरि चाहिँ हामीले यस्तो खालको अब चाहिँ सेवन गर्नु हुँदैन। र अर्को भनेको चाहिँ हामीले स्वस्थ आहार होइन, जस्तै कार्बोहाइड्रेट प्रोटिन फ्याटको एउटा ब्यालेन्स डाइटको रूपमा सेवन गर्यो भने त्यसले चाहिँ हामीलाई ब्रेनलाई पनि फाइदा गर्छ यस्तो खालको सेवन गर्नाले। र केमिकल टक्सिन्सहरू भएका खानाहरू सेवन गर्दा चाहिँ त्यसले अभियसली हाम्रो शरीरका अभिन्न विभिन्न भागमा असर गरेको जस्तै ब्रेनमा पनि असर गर्ने गर्छ। त्यो भएको हुनाले सन्तुलित आहारहरू खाने, शारीरिक व्यायाम गर्ने र यस्ता खालका लागु औषधको सेवनबाट टाढा बस्न सक्यौँ भने पनि कतिपय अवस्थामा चाहिँ हाम्रो मानसिक स्वास्थ्य समस्या आउने जोखिम चाहिँ हामीले न्यूनीकरण गर्न सक्छौँ।
1: अब जस्तो यो हामी मानसिक स्वास्थ्यकै कुरा गरिरहेका छौँ, यो जस्तो राजनीतिक कारण पनि यो मानसिक स्वास्थ्यको एउटा मानसिक स्वास्थ्य समस्याको चाहिँ एउटा कारक तत्त्व हो पनि भनेर भनिन्छ। निर्वाचन आउँदैछ होइन, अब राजनीतिक वृत्तमा निकै चहलपहल पनि भइरहेको छ, कस्तो नेता, को नेता, कुन पार्टीको नेता जस्ता कुराहरूमा अहिले एकदम चर्चा परिचर्चा भइरहेको छ। यो यसमा चाहिँ अलिकति मैले जोड्न खोजेको चाहिँ जस्तो असल नेता अथवा सक्षम नेता हुनको लागि चाहिँ उसमा उसको चाहिँ मानसिक स्वास्थ्य कस्तो हुनुपर्छ, यो अलिकति यसमा छलफल गऱ्यौँ। यो अहिले समसामयिक विषय पनि हो, हामी निर्वाचनकै विषयमा छलफल पनि गरिरहेका थियौँ, अरू अङ्कहरूमा निर्वाचनको अब सङ्घारमा पनि छौँ।
0: हजुर, अब हुन त म एउटा राजनीति विश्लेषक होइन, तर पनि अब सामान्यत मानसिक स्वास्थ्यको विशेषज्ञको हिसाबले चाहिँ अब हामीले चाहिँ प्रायः जसो जो व्यक्ति हामी मानसिक रूपमा स्वस्थ हुनको लागि चाहिँ हामीले आफ्नो क्षमताको पहिचान गर्न सक्नुपर्छ, दैनिक रूपमा आफ्नो जीवनमा आइपर्ने समस्याहरूसँग जुधेर अगाडि बढ्न सक्नुपर्छ, उत्पादनशील तरिकाले काम गर्न सक्नुपर्छ र आफ्नो देश घर समाजलाई चाहिँ योगदान गर्न सक्नुपर्छ। यी चारवटा बुँदागत रूपमा चाहिँ हामीले मानसिक स्वास्थ्यलाई व्याख्या गर्ने गरेका छौँ। तसर्थ अब असल नेता भन्नुपर्दाखेरि चाहिँ अब पहिला त आफू पनि मानसिक रूपमा स्वस्थ हुनु पर्यो यी चारवटा बुँदागत रूपमा। त्यो भइसके पश्चात जब हामी आफू स्वस्थ छौँ भने हामीले स्वस्थ रूपमा सोच्न सक्छौँ, एउटा भिजन प्लान ल्याउन सक्छौँ, त्यसलाई कार्यान्वयन गर्न सक्छौँ होइन, त्यो एउटा आवश्यक देखिन्छ। अब प्राय जसो हाम्रो जस्तो देशमा चाहिँ के देखिन्छ भन्दाखेरि एकदमै प्रेसराइज अवस्थामा कि, जस्तै हामी जनप्रतिनिधिहरूसँग पनि काम गर्छौँ, उहाँ एडभोकेसी गर्छौँ, पोलिसीमा रिफर्म ल्याउनको लागि टिपिओ नेपाल हामी काम गरिरहेका छौँ होइन। अब यो गर्दाखेरि उहाँको के उहाँको रुटिन यति अस्त व्यस्त छ कि उहाँको आफ्नो मेन्टल हेल्थ वेलबिङको लागि टाइम कतिखेर दिनुहुन्छ भन्ने कुरा नै हामीलाई अचम्म लाग्छ कि, सुत्ने कतिखेर, उठ्ने कतिखेर, बिहानदेखि कार्यकर्ताहरूको भिडभाड होइन, त्यसले गर्दाखेरि काम गर्ने टाइम पनि हामीले पनि दिइरहेका छैनौँ कि धेरै जसोले होइन, कार्यकर्तादेखि लिएर मान्छेहरूको भिडभाड हुँदा सोच्ने प्लान गर्ने कुराहरू पाइँदैन एउटा कुरा। दोस्रो कुरा चाहिँ अब मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जस्तै यो चाहिँ महत्त्वपूर्ण छ है भन्ने कुराको बुझाइ चाहिँ हामीले कमी देखेका छौँ कि, त्यो भएर अब यसलाई चाहिँ हामीले कसरी उहाँहरूलाई बुझाउने भन्दाखेरि चाहिँ उहाँहरूसँग निरन्तर एडभोकेसीका कार्यक्रमहरू गर्ने, जनचेतनामूलक कार्यक्रमहरू गर्ने र मानसिक स्वास्थ्यको सुधार, मानसिक स्वास्थ्य प्रवर्धन गर्नाले के कस्तो फाइदा हुन्छ, कन्ट्रीको जिडिपी, इकोनोमिक ग्रोथ चाहिँ डाइरेक्टली चाहिँ मानसिक स्वास्थ्यसँग सम्बन्धित हुने भन्दाखेरि चाहिँ हामीले एक रुपियाँ चाहिँ मानसिक स्वास्थ्यमा खर्च गर्यो भने चार रुपियाँ बराबरको प्रतिफल आउँछ भनेर त अध्ययन अनुसारमा देखाइसकेका छन् नि, भन्छ हामी खर्च गर्नुपर्छ है, यो चाहिँ इन्भेस्टमेन्ट हो, यो चाहिँ कुनै हाम्रो खर्च भन्दा एउटा इन्भेस्टमेन्ट हो, यसले पछि चाहिँ हामीलाई कुनै लाभ दिन्छ भन्ने खालको कुराहरू पनि अलिकति बुझाउन नसकेको हो कि, यो बुझाउन सक्यौँ भने चाहिँ उहाँहरूले अझ राम्रोसँग काम गर्न सक्नुहुन्छ होला। सँगसँगै उहाँहरूलाई चाहिँ अलिकति तनाव व्यवस्थापनका कुराहरू पनि सायद चाहिन्छ कि, धेरै कार्य व्यस्तताका कारणले गर्दा आफ्नै मानसिक स्वास्थ्यमा चाहिँ उहाँहरूले ध्यान दिन नपाउँदाखेरि चाहिँ उहाँहरूलाई पनि अलिकति तनाव व्यवस्थापनका कुराहरू, क्रियाकलापहरू चाहिँ हामीले चाहिँ उहाँहरूसँग अन्तर्क्रिया मार्फत केही कुराहरू चाहिँ सिकाउन सक्यौँ भने त्यसले पनि उहाँहरूलाई चाहिँ धेरै फाइदा गर्छ जस्तो मलाई लाग्छ।
1: हजुर, अब यसलाई यसरी पनि जोड्न सक्यो, अब चुनाव आउँदैछ, घर दैलोमा जाने आफ्ना एजेन्डाहरू लिएर जाने कुराहरू पनि छ होइन, त्यसो गर्दाखेरि चाहिँ मानसिक स्वास्थ्य पनि अघि यहाँले भन्नुभएको जस्तो एक रुपियाँ लगानी गऱ्यो भने चार रुपियाँ प्रतिफल आउँछ भन्ने एउटा जुन यहाँले प्रस्तुत गर्नुभयो, यस्ता विषयहरूलाई पनि प्राथमिकतामा राख्नुपर्छ भन्ने कुरामा चाहिँ उहाँहरूलाई पनि थाहा हुनु पर्यो होइन, उहाँको मानसिक स्वास्थ्य त अवश्य चाहिँ राम्रो त हुनु नै पर्यो, त्यो सँगसँगै यो मुद्दालाई पनि उहाँहरूले प्राथमिकतामा राखेर चाहिँ पोलिसी जुन हामी अघि पोलिसीका कुरा पनि गरिरहेका थियौँ त्यसमा पनि उहाँहरूले योगदान दिन सक्नुहुन्छ भन्ने यहाँको जुन विचारसँग मैले त्यो विचारलाई जोडेँ। अब जस्तो हामी यो मानसिक स्वास्थ्यको कुरा गरिरहँदाखेरि एकजना सहभागीले फेसबुकमा के प्रश्न गर्नुभएको छ भने कतिपय अवस्थामा आफूमा मानसिक स्वास्थ्य समस्या भएको थाहा हुन्छ तर आफूले त्यसलाई चाहिँ न्यूनीकरण गर्न सकिँदैन, यस्तो अवस्थामा के गर्न सकिन्छ भनेर प्रश्न सोध्नु भएको छ।
0: हजुर, अवश्य पनि अब प्राय जब हामीलाई समस्या हुन्छ हामीले के गर्छौँ भने जहिले पनि आफ्नो स्वास्थ्यलाई ध्यान दिने आफू स्वस्थ रहने त प्रयास हामी सबै हरेक व्यक्तिको चाहना पनि हुन्छ र हामीले गरी पनि रहेका हुन्छौँ. र हामीले अघि भनेका क्रियाकलाप भन्नु स्वस्थ आहार सेवन गर्ने, त्यसरी जाँड रक्सी मादक पदार्थहरू सेवन नगर्ने, अनि आफ्नो दैनिक रुचिका क्रियाकलापहरूमा जोडिने कुराहरू त हामीले गर्ने पनि, र आफ्नो कुराहरू अरूलाई सेयर गर्ने, भेन्टिलेट गर्दा पनि कतिपय कुरामा मन हल्का गर्न सकिन्छ होइन. र यो सबै हामीले गर्दा गर्दै पनि हामीलाई समस्या भइरहेको छ भने कतै यो रोगको रूपमा त गइरहेको छैन, मानसिक रोग त होइन भनेर हामीले बुझ्नुपर्ने हुन्छ. त्यस्तो छ भने त्यो अवस्थामा चाहिँ हामीले नजिकैको तालिम प्राप्त स्वास्थ्य कर्मी, मनोचिकित्सक वा त्यसै गरी मनोपरामर्शदातासँग चाहिँ हामीले सम्पर्क गर्नुपर्ने हुन्छ. किनभने त्यो समस्या जति पालेर रहेर राख्यो, जति हामीले समयमा उपचार गर्दैनौँ, ढिला गर्छौँ, त्यति चाहिँ त्यसमा उपचारको नतिजा आउनलाई टाइम लाग्ने र कतिपय अवस्थामा उपचार गर्न पनि कठिनाइ हुने हुँदा समयमै हामीलाई त्यस्तो फिल भएको छ भने चाहिँ समयमै सेवा लिनु चाहिँ एकदम आवश्यकको रूपमा चाहिँ मैले देख्छु. धेरैजसो समय चाहिँ हामी कहाँ आइपुग्दा चाहिँ हामीले कस्तो पाउँछौँ भने ए मनोचिकित्सक कहाँ आइपुग्दा त डाइरेक्टली साइकियाट्रिस्टहरूले सिधै औषधि पनि लेख्छन् त है भनेर भन्छन् कि. अब हामीले कसरी परिकल्पना गर्न सक्छौँ भने यो एउटा चाहिँ मिथ्या हुने, किन भन्दा तपाईँ हामी सोचौँ त हाम्रो जस्तो विकासोन्मुख देश जहाँ विभेद लान्छना कलङ्क यति धेरै छ, मलाई मानसिक स्वास्थ्य समस्या छ भनेर खुलेर आउने अवस्था भनेको यति डरलाग्दो अवस्था हो कि उहाँहरू एकदम अन्तिम अवस्थामा आइपुग्नुहुन्छ. सकेसम्म आफैले ट्याकल गर्नुहुन्छ, धामी झाँक्री कहाँ जानुहुन्छ, त्यसै गरी विभिन्न रिचुअल्सहरू गर्नुहुन्छ होइन, अरू आयुर्वेदिक औषधि उपचार लगायत विभिन्न प्राकृतिक उपचारहरू गराउनुहुन्छ. केही नलागिसकेपछि जब रोग भड्किँदै जान्छ अन्त्य अवस्थामा चाहिँ हामी कहाँ आइपुग्नुहुन्छ कि मनोचिकित्सकमा होइन. यो भएको भएर हामी मनोचिकित्सक भनेको पनि औषधि उपचार गर्न मात्र बसेका होइनौँ कि, तपाईँको रोग समयमै पहिचान गरेर त्यसलाई निराकरण गर्ने, स्वास्थ्य प्रबन्ध गर्ने लगायत समस्या छ भने समयमा उपचार गर्यो भनेको राम्रो हुन्छ. त जब हामीले रोगलाई टाल्दै जान्छौँ त्यसले पार्ने नतिजा त भोलि हामीले आत्महत्याको कुराहरू गऱ्यौँ, अरूमाथि हिंसाका कुराहरू गऱ्यौँ होइन, कानुनको उल्लङ्घनको कुराहरू गऱ्यौँ, यस्तो कुराहरू पनि हुनसक्छ भनेर हामी टाइमली ट्रिटमेन्ट गर्ने हो. तसर्थ समयमै उपचार परामर्शको लागि जानु भनेर चाहिँ मैले अनुरोध गर्न चाहेँ.
1: अब यो यहाँले पनि भन्नुभयो मानसिक स्वास्थ्य समस्या भएपछि स्वास्थ्य संस्थामा जानु चाहिँ एउटा भनौँ न लज्जाको विषय अथवा चाहिँ लाञ्छनाको विषय छ, अहिले पनि हाम्रो समाजमा त्यो छ नि त होइन. जस्तो अब एउटा उपनाम नै दिइहाल्ने, अघि यहाँले जुन शब्द प्रयोग गर्नुभएको थियो सुरुमा पागलपन भन्ने जुन हामी प्रयोग त गर्दैनौँ, तर त्यस्तो खालको चाहिँ समाजले नै समाजले नै चाहिँ त्यो खालको त्यसरी नै हेर्ने त्यो खालको त अहिले जुन विद्यमान छ. यस्तो अवस्थामा त अब यो सुरुमै प्रारम्भिक अवस्थामै यसको पहिचान गर्ने, त्यसको निदान गर्ने, त्यसको बारेमा अवेर हुने भन्ने चान्स त अझै पनि त कम छ नि डाक्टर.
0: हजुर, अब त्यही भएर अब हामीले के भन्छौँ भने अब हामीले त्यही भएर वृहत रूपमा काम गर्नुपर्ने खालको एरियाहरू एज अ पब्लिक मेन्टल हेल्थ एक्सपर्टको रूपमा र म आफू जोडिएकै संस्थामा हामीले के भन्छ हामीले त्यही भएर विभिन्न चारवटा मुद्दामा काम गर्छौँ कि, एउटा क्षमता अभिवृद्धि गर्ने, दोस्रो हामीले अध्ययन अनुसन्धान गर्छौँ, हामीले तेस्रो सेवा दिन्छौँ, र चौथो चाहिँ हामीले एडभोकेसी अवेरनेसको कार्यक्रमहरू पनि गर्छौँ कि. र के गर्नु पऱ्यो भने समस्या छ, समस्या लुकेर बसेको छ, कति अवस्थामा त्यो मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरू सचेत छैनन्, त्यो भएको हुनाले अलिक जनचेतनामूलक कार्यक्रम गर्ने, यस्ता खालका समस्या चाहिँ मानसिक स्वास्थ्य समस्या पनि हुन सक्छन् है, तपाईँले समयमा हेल्प सिक गर्नुहोस् भन्ने खालको कुराहरू हामीले गर्न आवश्यक छ. र दोस्रो चाहिँ हामीले उपचार उपलब्ध छ है, यसरी उपचार सम्भव छ भन्ने कुरा पनि जानकारी दिनु पऱ्यो नि त मानिसहरूलाई. के छ यो चाहिँ पूर्वजन्मको पाप हो, अब यस्तो भने चाहिँ बाँधेर राख्नुपर्छ, यसको कुनै उपचार छैन भन्ने खालको पनि एउटा अज्ञानता छ कि. त्यो भएर अलिकति जनचेतनामूलक कार्यक्रम गर्ने, सँगसँगै अलिकति विभेद लान्छना न्यूनीकरण गर्ने खालका कार्यक्रमहरू पनि हामीले गर्न सक्छौँ. त्यो चाहिँ नि कस्तो छ भने यो विभेद लान्छना चाहिँ त्यो व्यक्ति र समाजमा मात्र नभएर हामी स्वास्थ्य सेवा प्रदायक विशेष गरी स्वास्थ्य कर्मी डाक्टरहरू पनि यो मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई हेर्न चाहिँ त्यति बुझाउँदैन हामीले. र मानसिक स्वास्थ्य विशेषज्ञ बन्नु भनेको आफैमा पनि एउटा स्टिग्मा चाहिँ छ, त्यहाँ फलानु मान्छे चाहिँ आफै पनि अर्कै खालको थियो, उसले चाहिँ यो मानसिक स्वास्थ्यको विशेषज्ञता हासिल गरे है पढे है भन्ने खालको पनि ट्याग छ कि. त्यो भएको हुनाले हामीमा पनि रहेको यस्तो खालको विभेद लान्छना चाहिँ न्यूनीकरण गर्नुपर्ने हुन्छ, यसको लागि पनि हामीले अहिले चाहिँ कार्यक्रम के गरिरहेका छौँ. यो कार्यक्रम चाहिँ अझ वृहत रूपमा देशव्यापी गर्नुपर्छ. र अर्को कुरा भनेको चाहिँ हामी सेवा पनि त उपलब्ध गराउनु पऱ्यो नि, हामी समस्या छ भन्छौँ, अवेर त गराउँछौँ, तर भोलि मान्छे अवेर भइसकेपछि मलाई समस्या छ, मैले हेल्प लिने कहाँ लिने त भन्दा भोलि हुम्ला जुम्लाको मान्छे काठमाडौँ नेपालगञ्ज आएर सेवा लिने त अवस्था रहँदैन। त्यो भएर त्यसलाई स्थानीय रूपमा चाहिँ नेपाल सरकारको स्वास्थ्य सेवा प्रणालीबाट नै हामी यो सेवा प्रवाह गर्न सक्यौँ भने बल्ल भयो सेवा सर्वसुलभ सहज हुन्छ र त्यो व्यक्तिले सेवा लिन्छ। त्यो भएको हुनाले यसलाई चाहिँ एकीकृत कार्यक्रमको रूपमा चाहिँ लिनुपर्छ। सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रमको अवधारणामा गयौँ भने र यसलाई वृहत प्याकेजको रूपमा गर्न सक्यौँ भने चाहिँ यसले चाहिँ यो सबै कुरालाई एड्रेस गर्न सक्छ जस्तो लाग्छ। र त्यसमा केही पहलहरू चाहिँ भइरहेका छन्, विशेष गरी
1: नेपालमा
0: जस्तै अब अहिले टिपिओ नेपाल, सिएमसी नेपाल लगायत विभिन्न कोसिस नेपाल लगायतका सङ्घ संस्थाहरू, सिविन लगायतका धेरै सङ्घ संस्थाहरू चाहिँ हामी मानसिक स्वास्थ्यमा कार्यक्रमहरू गरिरहेका छौँ। सामुदायिक मानसिक स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ गर्ने हिसाबले नेपाल सरकारले पनि केही अहिले स्वास्थ्य मन्त्रालय चाहिँ राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना बनाएको छ। हालाकि अब यसको कार्यान्वयन पक्ष पनि चाहिँ अझ पनि धेरै चाहिँ छन्। त्यसै गरी अहिले हालसालै राष्ट्रिय योजना आयोग नेपाल सरकारबाटै चाहिँ अहिले आत्महत्या रोकथाम सम्बन्धी राष्ट्रिय कार्यनीति रणनीति बन्दैछ, त्यसमा टिपिओ नेपाल हामीले प्राविधिक सहयोग गरिरहेका छौँ। यो पनि आउँदैछौँ, यो पाँच पञ्च सायद 8 वर्षको योजनाको रूपमा आउँदैछ। अब हामीले जुन जुन यो हामीसँग भएका पोलिसिजहरू छन् यसलाई चाहिँ इम्प्लिमेन्टेसन कार्यान्वयनमा लानुपर्ने अवस्था चाहिँ एकदमै देखिन्छ र कार्यान्वयनमा लाने र त्यसको गुणस्तरीयताकालाई पनि मापन गर्ने र अनुगमन गर्ने खालको एउटा प्रणाली बसाल्न सक्यौँ भने चाहिँ बिस्तारै यो सेवालाई चाहिँ अझ लान सकिन्छ। अब अहिले हामी सङ्घ संस्थाले गरेका, नेपाल सरकारले केही जिल्लामा गरेका कार्यक्रमले गर्दा लगभग मलाई लाग्छ एक तिहाई नेपालका एक तिहाई जिल्लामा चाहिँ कार्यक्रम केही न केही लेभलको कार्यक्रमहरू छन्। तर यसलाई वृहत देशव्यापी सबैमा पहुँच बढाउनको लागि चाहिँ नेपाल सरकारको इन्भेस्टमेन्ट प्रायोरिटाइजेसन र कार्यान्वयन पक्षलाई चाहिँ अझ धेरै सुधार गर्नुपर्ने।
1: जे जति प्रयासहरू भइरहेका छन् ती अहिलेको अवस्थामा पर्याप्त चाहिँ छैनन् होइन त डाक्टर?
0: हजुर, नीतिगत रूपमा धेरै व्यवस्थाहरू पछिल्ला समय भएको देखिन्छ, विशेष गरी भूकम्प पश्चात स्वास्थ्य केन्द्रलाई तालिम दिने तालिम प्याकेजहरू बनेका छन्। त्यसै गरी अहिले भने मैले रणनीति कार्ययोजना बनेको छ, आत्महत्या रोकथामको रणनीति अहिले बन्ने क्रममा रहेको छ, जुन महिनामा यो फाइनलाइज हुनेछ। अब रणनीतिगत रूपमा यो बनेको छ तर ज्ञान के छ त भन्दा अहिले स्वास्थ्यको संरचना चाहिँ सङ्घीय प्रान्तीय रूपमा र स्थानीय रूपमा चाहिँ यो हेल्थ सिस्टममा एउटा सानो ग्याप चाहिँ हामीले देख्छौँ, किनभने पहिला जसरी फङ्सन गरिएको थियो अहिले न्यू सिस्टममा आउँदाखेरि अझ पनि एडप्ट भएको छैन र त्यसलाई प्रदेश र स्थानीय रूपमा कसरी एडप्ट गर्ने र त्यहाँ कार्यक्रम उहाँहरूलाई पनि अलिकति क्यापेसिटी बिल्डिङको आवश्यकता पनि देखिन्छ र सँगसँगै प्रदेश र स्थानीय सबै तवरबाट चाहिँ बजेट पनि छुट्याउनु पऱ्यो क्या। अब बजेट लगभग हामीले भन्छौँ विकसित देशहरूमा कम्तीमा स्वास्थ्य बजेटको 10% बजेट भनिन्छ, हाम्रो देशमा हामी हिसाब गऱ्यौँ भने हाराहारी 1-1.5% रूपमा छ, 2% भन्दा कम छ। अब यो पनि सङ्घ संस्था लगायत नेपाल सरकारको जोड होइन, त्यो भए पनि अब पनि पर्याप्त चाहिँ छैन, यसलाई पनि इन्भेस्टमेन्ट बढाउनु पर्ने चाहिँ
1: देखिन्छ। हजुर, हामीसँग अन्तिम सहभागी हुनुहुन्छ र टेलिफोनमा राम पाण्डे हुनुहुन्छ लमजुङबाट, उहाँको प्रश्न लिउँ। रामजी, नेपाल चौतारीमा स्वागत छ यहाँलाई।
6: नमस्कार सर।
1: हजुर, तपाईँको प्रश्न विचार के छ, छोटोमा राखिदिनुहोस् न।
6: हुन्छ, मेरो प्रश्न चाहिँ राख्न चाहन्छु, आजको अतिथितिर पनि मेरो नमस्कार र मेरो प्रश्न चाहिँ यस प्रकारको छ होइन, यो मानसिक स्वास्थ्य भनेको चाहिँ के हो यस सम्बन्धी बताइदिनु होला, यो चाहिँ पहिलो प्रश्न भयो। अनि एउटा चाहिँ म आफैले नै भइरहेको एउटा समस्या भन्न गइरहेको छु, मलाई पनि होइन बेला बेलामा होइन एक्लो महसुस हुने अनि के अरे निन्द्रा लाग्ने जस्तो अनि एकरो भइराख्ने अनि रिस उठ्ने हो त्यस्तो हुन्छ, अनि यस्तो अनि यस्तो चाहिँ मानसिक तनाव हो कि होइन यस सम्बन्धी पनि जानकारी गराइदिनु, जानकारी पाउन है।
1: धन्यवाद। उहाँको चाहिँ अब मानसिक स्वास्थ्य समस्या भने के हो भने हामी त्यसमै छलफल गरिरहेका थियौँ, उहाँको अन्तिम प्रश्न चाहिँ केही लक्षणहरू उहाँले भन्नुभयो त्यो हो कि होइन भनेर मात्रै
0: हजुर, मानसिक स्वास्थ्यको परिभाषा त मैले अघि पनि बताएँ सरसर्ती, यो भनेको मानसिक स्वास्थ्य भनेको चाहिँ आफ्नो क्षमताको पहिचान गर्न सक्नु, आफ्नो दैनिक आइपर्ने तनावसँग व्यवस्थापन गर्न सक्नु, उत्पादनशील तरिकाले काम गर्न सक्नु र आफ्नो देश समाजलाई के योगदान गर्न सक्नु नै मानसिक रूपमा स्वस्थ रहनु। र यहाँको समस्याको कुरा गर्दाखेरि चाहिँ अघि पनि मैले भने जब हामीले अहिले यहाँले बताउनु भएको समस्या चाहिँ तनाव चिन्तासँग सम्बन्धित समस्याको लक्षणहरू नै हुन्, यद्यपि यो समस्या चाहिँ हामीले के गर्छौँ त भन्दा मानसिक स्वास्थ्य समस्या हुनको लागि यी समस्याहरू कति छन्, लक्षणहरू कति धेरै छन् एउटा त्यो कुरा, दोस्रो यी समस्याहरू कतिको बारम्बार फ्रिक्वेन्टली कति समयसम्म बसिरहेका छन्, तेस्रो चाहिँ यसले गर्दा तपाईँको दैनिक जीवनयापनमा चाहिँ असर गरेको छ कि छैन त, यी तिनवटा कुरा हेर्दाखेरि चाहिँ हामी यदि धेरै लक्षणहरू आउन थालेको छ अलिक लामो समयदेखि भइरहेको छ र यसले तपाईँको दैनिक जीवनमा पनि असर गर्न थालेको छ, आफ्नो काम काजमा पनि असर गर्न थालेको छ भने चाहिँ अब यो चाहिँ समस्या हो। यसका लागि चाहिँ हामीले समयमै परामर्श लिनु आवश्यक हुन्छ। अब यहाँको बसोबास वासस्थानबाट नजिकै पर्ने हाम्रो तालिम प्राप्त मनोचिकित्सक सँग चाहिँ यहाँले परामर्श लिनु भएमा चाहिँ यसलाई थप हामीले अझ उजागर गर्न सक्छौँ। यसको लागि चाहिँ तपाईँसँग केही अन्तर्वार्ता कुराकानी गर्ने र त्यो रोग हो कि होइन हामी मूल्याङ्कन र त्यही अनुसार व्यवस्थापन गर्नुपर्ने हुन्छ र समयमै कन्सल्ट गर्नुहुन्छ मैले तपाईँलाई आग्रह गरेँ।
1: मुख्य कुरा चाहिँ आफूलाई त्यस्तो कुनै शङ्का लागेकोमा, मलाई कुनै समस्या छ, म मनोसामाजिक अथवा मानसिकसँग मानसिक स्वास्थ्यसँग सम्बन्धित कुनै समस्या छ भन्ने आफूलाई लागेमा तत्कालै स्वास्थ्य कर्मीसँग अथवा मनोचिकित्सक चिकित्सकसँग चाहिँ परामर्श लिनलाई जानुपर्छ भनेर बुझ्नु पर्यो होइन डाक्टर साहब। हजुर, हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ, निर्धारित समय पनि करिब करिब सकिने लागिसकेको छ। नेपाल चौतारीमा आज हामीले मानसिक स्वास्थ्यका विद्यमान अवस्था अनि समस्या र समाधानका उपायहरूका बारेमा छलफल गर्यो। नेपाल चौतारीको आजको छलफलमा सहभागी भएर आफ्नो अमूल्य विचार राखिदिनु भएकोमा मनोचिकित्सक तथा टिपो नेपालका कार्यकारी निर्देशक डाक्टर कमल गौतमज्यू यहाँलाई धेरै धेरै धन्यवाद।
0: हस् आनन्दजी, अब मलाई पनि यहाँ आएर आफ्नो केही कुराहरू राख्ने मौका दिनुभयो, यसको लागि म एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
1: कार्यक्रम सुन्नुहुने, फेसबुकमा हेर्नुहुने, साथै आफ्ना जिज्ञासा वा विचार राख्नुहुने तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। नेपाल चौतारीको अर्को अङ्क आउँदो शुक्रबार अर्को महत्वपूर्ण विषयका साथ बिहान ठिक 7:15 बजे पुनः आउने नै छौँ। तबसम्मका लागि आजका अतिथि, उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म अनन्त कश्यप घिमिरे पनि बिदा चाहन्छु। हवस् त, नमस्ते। तपाईँको दिन शुभ रहोस्।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 63।
2: ओए बिस्तारै आइजु, बिस्तारै बिस्तारै आइजु भन्दै थिए त, दौडिनु पर्छ तँलाई।
3: तर सिपले बाटो किन यस्तो हिलो बनाइराख्या?
2: हेर न यसको कुरा, धाराको पाइप बिग्रिया छ भने होइन, त्यही बाटो हिलो भयो भनेर त पानी जाने कुलो खन्दैछु यहाँ।
3: दाइले खाजा ल्याइदिएको चाहिँ सबै पोक्यो।
2: खिर पकाएको थियो? किन, घरमा पाहुना आछन्?
3: होइन, मैले अस्ति खिर खान मन लाग्यो भनेर भनेको थिएँ नि आमालाई, आमाले त पकाइदिनु भएछ।
2: ए हो,
3: कस्तो मिठो थियो, तपाईँले खानै पाउनु भएन।
2: घरमा अरू छैन र?
3: छन् त छ,
2: भरे घरै खाउँला। अब कान्छे, तेरो लुगाबाट हिलो हिलो लागेको छ, हेर त।
3: उत्तो रहेछ नि,
2: हिँड्ने बेला आँखा हेर्नु छैन?
3: आउनु त हेरेरै आएको हो नि त। उत्यो बाल्टिनमा पानी छ?
2: छ छ, पख्न ल्याइदिन्छु। ल कुसुम,
4: हजुर,
2: पछाडि कुममा पनि हिलो रहेछ है।
4: यता हातै पुग्दैन त।
2: खै, पानीले त म पुछिदिन्छु। ल भयो,
4: एउटा कुरा सोध्छु है दाई।
2: के कुरा भन्न?
4: तपाईँ अझै मसँग रिसाइरहनु भएको हो?
2: छैन, भन्न।
4: तपाईँ मलाई यस्तो माया गर्नुहुन्छ, यस्तो माया लाग्ने मान्छेसँग पनि कोही रिसाउँछ त?
2: रिसाउने काम गरेपछि रिसाइहाल्छ नि।
4: मैले हरिसँगको कुरा तपाईँलाई लुकाउनु हुन्नथ्यो के, कस्तो गिल्टी फिल हुन्छ। सरी है दाई।
2: हेर कान्छी, कसैलाई मन पराउनु, माया गर्नु नराम्रो कुरा होइन।
4: अनि मसँग किन रिसाउनु भएको त?
2: मेरो कुरा सुन्नु पहिला, हामी धान कहिले रोप्छौँ भन् त?
4: अब असारमा।
2: किन?
4: अनि धान रोप्ने बेलै त यही त हो।
2: वैशाखमा रोप्यो हुन्न?
4: कहाँ, बेला नभए रोप्या धान फल्छ त?
2: हो, धान फल्न त बेला चाहिने रहेछ, अनि अरू कुराको लागि चाहिँदैन त।
4: के भन्नुहुन्छ?
2: हरेक कुराको समय हुन्छ कान्छी, अहिले त तैँले पढाइमा कसरी राम्रो गर्ने भनेर सोच्ने पो हो त। कान्छी, उत्यो कुटो तान्दैन, यताको खनाइलाई सक्काइदिनु पऱ्यो पहिला। हेर कान्छी, आफ्नो भविष्य पढाइभन्दा ठुलो केही हुँदैन है, याद राखे।
4: तपाईँ पी नगरौँ न दाई, म कुनै पनि हालतमा आफ्नो पढाइलाई बिग्रिनै दिन्न के।
2: साँच्चै हो नि?
4: साँच्चै हो दाई, कसम।
2: लो, यो पान्छे कहाँबाट आयो?
4: ओ, मेरो हो दाई, आमाले दिनुभएको थियो।
2: आमाले किन दिनुभएको तँलाई यत्रो पैसा?
4: चप्पल किन्न।
2: ए,
4: थाहा छ दाई, केही दिनदेखि आमा अर्कै अर्कै हुनुभएको छ नि, मलाई पहिलाको जस्तो गाली पनि गर्नुहुन्न। तपाईँलाई त्यस्तो लाग्दैन?
2: खै, मसँग त उस्तै हुनुहुन्छ।
4: मलाई त कस्तो माया गर्न थाल्नुभएको छ, गौरीको जस्तै चप्पल लगाउन मन लाग्यो भनेको है, खल्टीबाट 500 रुपियाँ झिकेर दिइहाल्नु मलाई त।
2: ए, आमाले यसरी पैसा दिएको भनेर पत्याउनै पनि गाह्रो।
4: आफ्नो छोरीको माया लाग्यो होला नि।
2: बाउ आमाले आफ्नो छोराछोरीको माया नलाग्ने भन्ने त हुँदैन।
4: त्यही त,
2: मनमा जति नै माया भए पनि आमाले गाली नगरेको भन्ने बित्तिकै मायाको कुरा दिएको त मलाई थाहा थिएन है।
4: त्यो त हो नि है दाइ,
2: तर आमाले एक्कासी यस्तो व्यवहार देखाउनुको पछाडि कतै कुनै कारण त छैन नि कान्छी।

0: यस्तो फेरि फोन गरी यार, एकपटक काटेपछि नगर्नु नि। ल अब गर फोन।
1: कसको फोन हो विवेक दाई, स्विच अफै गर्नुभयो त?
0: त्यही सरलाको फोन हो, फोन अनै गर्नुहुन्न भने झ्याकी झ्याप फोन हानै गर्छ भने।
1: के भयो र त्यस्तो?
0: के भन्ने, बिहे गर्ने भनेर पुरै परिवारै लागि परेको छ भने।
1: आज त लास्टै तान्नु भएको त, यसरी नखानु कि विवेक दाई?
0: मान्छेलाई चोट परेपछि यस्तै हो बाउ।
1: तपाईँ जस्तै सिपालु मान्छेलाई यत्रो टेन्सन, विवेक दाईलाई त्यस्तो सहेन नि।
0: यो सब त्यही किसनको काम हो, त्यसलाई साथी भनेर सहयोग गर्यो, कहिले फेरि भेट्छ न मजाले।
1: उसैको घरमा गएर उसैको दिदीलाई जिस्काइदिएपछि मान्छे रिसाउँदैन त?
0: जे भए पनि त्यसले यस्तो कुरा बाउलाई भन्नुपर्छ त, सरलाले भनेकै थिइनँ, त्यसलाई त के को खरखर भइरहने।
1: हिजो त विवेकको बुवाले नि सरलाई दिदीसँग बिहे गराइदिने कुरामा सहमत हुनुभएको, ख्याल ख्यालैमा विवेक दाईलाई भिनाजु पो भन्नुपर्ने भयो भन्दै थियो त किसानले।
0: भन्छ भिनाजु, बोल्दैमा हाँस्दैमा बिहे भइहाल्ने भयो त, अहिलेसम्म मेरो कतिवटा श्रीमती हुन्थे त आफै भन्न।
1: हो
0: अनि
1: अब बुवाले नि बिहे गरिदेऊ भनेपछि के गर्नुहुन्छ? बिहे नगरी सुख पाउनुहुन्छ त?
0: मेरो बाउले चाहेको भए उहिले बिहे हुन्थ्यो मेरो। त्यो कुरा थाहा पाएर घरमा मलाई अरू कोही पाइनस्, त्यसैको पछि लाग्नुपर्छ भन धन्नै मारेनन् भने।
1: होइन खास कुरा के हो त, उता हुन्छ भन्ने यता फेरि तपाईँलाई गाली गर्ने, म त कुरै बुझिनँ।
0: खास कुरो त्यो किशनले आफ्नो बाउलाई भन्यो, अनि किशनको बड्डाले फेरि हाम्रो बड्डालाई फोन गरेछ, तिनीहरूको फेरि पार्टी पनि त एउटै रहेछ नि।
1: ए
0: अनि किशनको बुवाले हाम्रो त पार्टी पनि मिल्ने विचार पनि मिल्ने सम्धि सम्धि बन्नु पर्यो भन्या रहेछ। हाम्रो बड्डाले केटाकेटीको कुरा मिल्छ भने मिलाऊ नि त भनेर आफूले राम्रो बनाइदिएछन्, अनि उनीहरूलाई त हुनु नहुनु भएको छ अहिले। यो टेन्सनले गर्दा नि अझ जङ्गलमा गएर एक्लै बस्दिउँ कि जस्तो लाग्छ मलाई त।
1: अब ध्यान गर्ने हो भने त निकुञ्जको जङ्गलमा जाँदा हुन्छ नि भाइ,
0: त्यहाँ गएर के बाघको आरा बन्नु छ र? बरु एक दुई दिनलाई अलिक टाढै जान पाए नि हुन्थ्यो नि।
1: बाघ भालुको डर हुने मान्छे के जङ्गल जाने कुरा गरेको त? कि पोखरातिर जानुहुन्छ र?
0: जानु होइन, जाम बनकडा।
1: ए जाँदैन म, अलिअलि पैसा भए भए त कति काम हुन्थ्यो। यहाँ घरबेटी बुढाले कोठा भाडा भनेर सातो खान्छन्, कहाँबाट घुम्न जानु?
0: अनि अस्ति डिम्पलले पैसा दिन्छ भन्थिस् त, दियो होला त, कहाँ हालिस् त्यत्रो पैसा?
1: दिएको भए पो हाल्नु, यसपालि पनि बाहना बनाएर गई।
0: अब त्यसँग पैसाको कुरा नगरे हुन्छ, बरु दुई चारचोटि मस्ती गर, छोड्दे।
1: अब त्यही गर्नु पर्ला, हल्का कुरा त भएको छ, बरु तपाईँसँग त्यो छ भने दिन न, तपाईँले प्राय राख्नुहुन्छ नि।
0: के दिने भन्छ?
1: कहिले काहीँ मेरो कोठामा बिर्सिनुहुन्थ्यो त, अझै सम्झनु भएन?
0: ए कन्डम भन्ने होला होइन, अहिले त छैन मसँग एकडा, अचेल दाइले त्यो बोक्नै छोडिसक्यो।
1: दिनुपर्छ भने त छैन भन्नु भए, बरु पैसा नै देउला हो दाई।
0: किन चाहियो त्यो, नलगाइकन मस्तसँग कार्यक्रम गर्दैन के, यताउता झन्झटमा लगाइरह्यो फेरि।
2: रामा त्यो हथौडा ल्याउ ल्याउ यता, टक्क लाएर यो सोझो नबनाइ त चुइकेछ मात्रै, छिस्किने लाग्दैन?
3: छोरोलाई टोयलेटमा थुनेर सुधार्छु भन्दा उल्टै सिस्किने बिगारेर खति भयो, ठोकेर हुन्न त्यो। बरु हाते बर्माले पाल अलि ठुलो पारे सजिलै लाग्थ्यो कि।
2: अब अहिले हाते बर्मा खोज्दै कता जानु कि बर्मातिर?
4: नमस्ते है बाबुजू। नमस्ते।
3: ए नमस्ते हिक्मत बाबु।
4: अनि को जान लायो त बर्मा?
2: हे कोही जान ला छैन बर्मा शर्मा, यहाँ टोयलेटको ढोकाको छिस्किने बिग्रेपछि पाल पार्ने बर्मा खोजेको के?
4: ए जाबो छिस्किनी बिग्रिया रहेछ, गठबन्धनकै धुनधान छलफल गरे जस्तो पो गरे छौ त।
2: तँलाई जाबो भयो, गति लरी छिस्किनी नलाने टोयलेटमा आफू भित्र छिरिया बेला कसैलाई ढोका स्वात्त तान्दिएपछि स्वाद भेट्थिस् नि, थाहा पाउँथिस्।
4: मलाई त केही फरक पर्दैन हेर उत्सव, भित्र पसेर काम कुरा नसकुन्जेल मजाले गीत गाइरहने हो म त।
3: छ्या, कुरा पनि कति फोरी फोरी गरेका होलान्।
2: सफा कुरा त अब गर्छ नि यसले, के कामको लागि आएको हो भन्ने थाहा पाए कि हौली के अरे।
3: त्यही तिमीले हिजो भनेको कुरा
2: सोधन उसैले।
4: त्यही त भाउजू, अहिलेसम्म बिहेबारे खासै चासो पनि दिइएन, अब घरजम गर्ने उमेर पनि त भयो नि भाउजू मेरो।
3: उमेर त भयो मात्र होइन, बेसरी नै भयो नि।
4: त्यही त भाउजू, अहिलेसम्म बिहेबारे खासै चासो पनि दिइएन, अब चाहिँ जता गए पनि सबैले ओए बिहे कहिले गर्छस् के भनेर हैरान पार्न थाले।
3: उत्सवले भनेपछि मैले उता मामासित कुरा गरेकी थिएँ, राम्रा कुटुम्ब आए भने चाहिँ दिने भन्दै हुनुहुन्छ।
2: मामासँग मात्र कुरा गरेर हुन्छ? एकपटक बिहे गर्ने केटा केटी दुवैले भेटाउनु परेन।
4: अँ त्यो त हो,
3: बरु यसो सायद नै मिलाएर दही ठेकी नै गर्ने गरी हिक्मत बाबु, उत्सव, लालु काका र आमालाई लिएर गए भइगयो नि, मामासँग मेरो फोनमा कुरा भइहाल्छ।
4: अनि नि भाउजू, सिधै दही ठेकी गर्ने गरी जानु त, पहिला भेट्नु त पर्ने हो।
3: हेर्नुहोस् हिक्मत बाबु, केटीको नाम रङ्गमती हो, फेसबुकमा फोटो हेरिसक्नु भएको होला, बाह्र पास गरे कि, बोल्नमा तगडा छे, परि आए भेन पनि पछि पर्दिन।
2: मुखले भन्ने जति त सबै यसलाई भनिसकेको छु कि मैले टक्कलार।
3: त्यही भने त, आफ्नै मामाको छोरी बहिनी, भोलि केही भइहाल्यो भने त हामीलाई नै अब गाल आउने हो। कुरा भने सुरुमै स्पष्ट हुनुपर्छ के, अहिलेको मिठो पछिको तेतो हुन्न कि।
4: त्यो त हो भाउजू, त्यही भएर दही ठेकी गर्नु अघि मनमा केही छ कि भनेर भेटेरै कुरा गर्न खोजेको।
2: ओहो होइन, यसरी ठिक्क पार्नु पनि आउँछ है तँलाई।
4: ठिक्क पारेको हो त, उसो भए तैँले पनि त छोरी हुर्काउने काम सजिलो रहेनछ, बहुत गाह्रो भयो भन्थिस् त, यता भाउजूलाई ठिक्क पार्न हेरेको थिइस्।
3: साथी साथीको हाँसो ठट्टा आफ्नै ठाउँमा छ, म अर्को हप्ता बहिनीलाई यतै बोलाउँछु र आफ्ना कुराहरू प्रष्ट गर्नुहोला।
2: अँ अनि बजेटतिर सायद हेरेर च्यानेकुटे झै कि कसै
3: घरजम गर्न गाह्रो छ है हिक्मत बाबु, तल जगत दाईलाई हेर्नु न, कति खट्नुहुन्छ, कति ख्याल गर्नुहुन्छ छोरीहरूको।
2: जगत दाईले पनि त गर्दै सिक्दै आएका हुन् नि, जन्मिति जाने थिए होला र।
3: जे भए पनि अहिले त उहाँ यो माझकोटकै उदाहरणीय व्यक्ति हुनुहुन्छ।
4: के उल्का गर्छन् र त्यस्तो,
3: श्रीमती र छोरीहरूलाई उस्तै माया गर्ने, छोरीहरूको लुगा धुने, सरसफाइमा पनि आफै खट्ने, जस्तो सुकै काम होस् कहिले अल्छी नगर्ने, अब एउटी श्रीमतीलाई त्योभन्दा कस्तो लोग्ने चाहियो त।
2: ए त्यसो पो, आफ्नाले सिङ्गै घर उचालेको चाहिँ नदेख्ने, अरूकाले भकुण्डो उचाल्दा पनि पहाडै उचाले जसरी तारिफ गर्ने, ठिक छ जति गरे पनि नदेख्ने रहेछौ, अब आइन्दा यो घरमा सिङ्को पनि भाँचिन्न।
5: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेको नफलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
6: गत हप्ता सोधेको प्रश्न थियो, तपाईलाई नाटकमा सबैभन्दा मनपर्ने पात्र को हो? यसमा तपाईहरूले निमकली, जगत, कुसुम, उत्सव, इन्दु, आयुष आदि नाम भनेर पठाउनु भएको छ। उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत जाजरकोटबाट चन्द्रकला बुढाथोकी, दाङबाट हुमबहादुर रासकोटी, कञ्चनपुरबाट देवकी धामी र मकवानपुरबाट विजय थिङ विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न, तपाईले नाटकमा सुन्नु भएको कुनै पात्र तपाईको परिवार, साथीभाइ वा छिमेकीसँग मिल्दोजुल्दो छ भने को जस्तो छ? प्रश्न फेरि एकपटक, तपाईले नाटकमा सुन्नु भएको कुनै पात्र तपाईको परिवार, साथीभाइ

साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुनाफल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा चार त्यसपछि दुई थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपे गुनाफलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 82
2: अलि यतातिर बस्नुहोस् न लालु बाबु भन्दा भन्दै त्यतै थचिए यी बामन त के भनेदेखि झन् त्यहाँनिर कुखुराको सुली थियो
3: सुरुवाल भरि लाग्यो क्या हो
2: यता यता भनेर देखाउँदा देखाउँदै उतै थचिएपछि त्यस्तै हुन्छ बस्नुहोस् अब एकछिन यतिकै
3: बरु यसको सोध भर्न दुध चिया खाएरै गर्नु पर्ला
2: मैले भनिसकेका छु रमाले पकाएर ल्याउँदैछ
3: दुध चिया त तपाईँले नै पकाएको मिठो हुन्थ्यो है खासमा त
2: दुधको जातै गुनी के भनेदेखि जसले पकाएर ल्याए नि मिठो त्यसै अमृत भन्दा हुन्छ
3: तर त्यही दुध नातिनीका पाकेका आँखामा हाल्न लगाएर धन्यै सधैँका लागि देख्न नसक्ने बनाइन् निमकली खत्रीले भन्ने हल्ला चलेको छ माझकोटा
2: कुन चाहिँ हैदा लागेर मर्न नसकेका साथी दुवाले भने त्यस्तो
3: नारायण नारायण यसरी बुरुक्कै नउचालिनुहोस् न भाउजू के बिना सित्तीमा धड्कन बढाउने काम गरे हा
2: यस्ता नचाहिँदा कुरा गरेपछि पुरपुरो तात्दैन त गाईको दुध हाले हो त उसकै आमाको दुध हालेको हुँदो नहुँदो भन्ने को हो त्यो
3: हे विदाता भयो त नि अब यसरी रिसाउने भयो त म चिया नखाई हिँड्छु मेरो कुरै नसुन्ने यस्तो तालले त म उडाध्यक्ष भएको त कामै लागेन नि त बरु डाक्टरले चाहिँ के भने
2: डाक्टरले त के भन्छन् भन्छन् नि के भनेदेखि डर देखाउने अनि पैसा लुट्ने
4: कहाँ रो काका एउटा आँखा त लगभग लगभग बिग्रिसकेकै रहेछ के अरे धन्न बेलैमा पुगिएछ र आँखा निकालेर फाल्नबाट चाहिँ जोगियो काका चिया
3: ए अनि देख्न नि
4: खोइ काका अब उपचारपछि धमिलो धमिलो भए पनि देख्छ कि भन्या छन्
3: अनि के भएपछि यस्तो बिमार हुने रहेछ त
4: के भन्नु काका कोखमा रहेदेखि नै कुपोषित रहेछ त्यो जन्मेपछि त समस्या थियो त्यसमाथि पनि आँखा पाक्दा दुध हाल्न नहुने रहेछ हालिएछ
2: यो पनि फेरि दुध दुध भन्छ के भनेदेखि त्यो ओठ निचोर्दा दुध निस्केला जस्तो फुच्चे डाक्टरलाई के थाहा हाम्रो कुल धर्म वंश र संस्कारको कुरा डाक्टर नै हो कि होइन त्यो त
3: भाउजू पनि डाक्टरलाई उपचार पो थाहा हुन्छ त कसको कुल के गोत्र के दारे मस्टो कि दुधे मस्टो के मतलब नि पुरेत पण्डित हुन् र सबै कुरा थाहा हुनलाई
2: मतलब हामीलाई छ कुलदेवता रिसाए सुत्केरी हुने बेला छोइ छिटो नगर भन्दा मान्छ नचेलका बुहारीहरू
4: छोइ छिटो
2: नत्र के भनेदेखि कुलदेवता मस्तै रिसाएपछि अनिष्ट त हुने नै भोलि अझै अरू कति कष्ट पो हुने हो
4: तर आमा डाक्टरले तपाईँलाई नि भनेको थिए त बेलैमा उपचार गराएको भए शान्तिनो उपचारबाटै निको हुने यो रोग हेलचक्राई र संक्रमणले झन् गाह्रो भयो भनेर
3: ए हो है अनि
4: आँखामा दुध हालिदिनाले झन् पाक्यो र भित्रको घाउ फुटेर आँखै धन्न ड्यामेज भएको थियो भनेर आमासँग कस्तो रिसाथे डाक्टर त
2: त्यो पिउसोलाई आफूले दुई चार अक्षर चिन्दैमा डाक्टर भए भन्ने खुब घमण्ड रहेछ के भनेदेखि हामीलाई चाहिँ आफ्ना पुर्खादेखि मान्दै आएको चलनमा विश्वास नहुनु
3: संस्कार संस्कृति त मान्ने नै हो भाउजू तर अब डाक्टरले उपचार गरे निको हुन्छ भनिसकेपछि त्यतैतिर पो लाग्ने हो त तातो नछारो
2: वडा देशी भएपछि तिम्रानी कुरा फेरिएका छन् आजकल त
3: जाने कुरा भने हो मैले त तर निर्णय त भाउजूकै हो है फेरि
2: बाङ्गा चिङ्गा कुरा केलाई गर्छौ है लालु के भनेदेखि दारे मस्तको थानमा कालो बोको पूजा गरेर सबै कुल देवतालाई खुसी बनाएर नातिनीका आँखा निको बनाएर त्यो पिउसोलाई देखाउन सक्छ

0: भने म पनि निमकली खत्री होइन ल जा।
1: होइन है प्रेम कुमारी, यो के बिजो गरी तैँले
2: के गरेर?
1: पहिला पो पानीको दुःख थियो र भलिसीको पानी थापेर काम चलाउनु पर्थ्यो, अहिले त दुई पाइलो हिँडे धाराकै पानी पाइहालिन्छ।
2: धाराको पानी पनि त लिन जानु पर्छ, आफै हिँडेर आउँदैन क्या रे?
1: हेर न यसको कुरा, त्यति पानी ल्याउन पनि कुन ठुलो कुरा भयो र?
2: मुखले भन्न सजिलो छ नि, गर्न पो गाह्रो।
1: होइन तँलाई आज के भयो, किन बाउडो बाउडो कुरा गरे कि?
2: दिउँसोदेखि मेरो कम्मर दुख्या छ, एक गाग्रो पानी ल्याइदिनु न भने भनै छु, जहाँ अब त्यति पानी पनि ल्याइदिनु नै कुरा चाहिँ ठुलो। अय्या, यतिवटा बाल्टी उसान्न पनि भएको छैन।
1: पानी बिदा भएपछि ल्याउँछु भनेकै छु त, यत्रो पानी परिरहेछ, भिजेर कसरी ल्याउनु भन् त?
2: मैले भन्ने बित्तिकै गएको भए पानीमा भिज्नुहुन्थ्यो, तपाईँको चुरोट खाने बाहेक अर्कोमा ध्यान नै छैन, अघि भर्खर खाएको अहिले फेरि सल्काइसके।
1: नकरा न हो नकरा, कति किचकिच गरे कि, जहाँ एक गाग्री पानी लिन कुसुमलाई पठाएको भए हुन्थ्यो।
2: त्यही त, तपाईँकी छोरीलाई गाउँले धारो छुन दिन पनि पर्यो नि, धारो त परको कुरो, अस्ति गुरुदेवी दिदीले कुसुमले पानी छोइदिए भनेर एक गाग्रो पानी भुइँमा खनाइदिए, त्यो फुलनासिनीले छोको पानी खान्न भन्दै थिए।
1: भन्ने बाटो देसी भनिहाल्छन् नि, धन्न गाउँले गाउँबाटै लखटेन भन्न।
2: त्यसको बेहोरा हेर्दा त आफैले घरमा नराखौँ जस्तो लागेछ, के गर्नु, अनुहार देखेर माया लागिहाल्छ।
1: हामीले नै धेरै माया गरेर हो यो यस्तो भयो, अर्काको घर जाने जातलाई धेरै माया गर्नुहुन्न रहेछ।
2: त्यही त भने, अरे यस्तो पानीमा किन भिजेर आएको सौगात?
3: बाख्राको खोरबाट निस्किँदा पानी सानो थियो, दौड्दै घर पुग्छु भनेर निस्किहाले, आधी बाटो पुगेपछि त पानी बढ्न थालिहाल्यो।
2: कतै ओत लाग्यो भए पनि त हुन्थ्यो,
3: भिजिसकेपछि ओत लागेर के काम।
1: ल ल लुगा फेर, चिसो लुगा लगाएर धेरै बेर बस्नुहुन्न।
2: हेर हेर यस्तो भिजेर अलिकति निउरी त
3: खै म आफै बुझ्छु, केटाकेटी हो र तपाईँले बुझ्दिन।
2: आमा बाउको लागि छोराछोरी सधैँ केटाकेटी नै त हुन्।
3: अनि कुसुम खै त आमा?
2: माथि कोठा सुतिरहेछ, 3 घन्टा भइसक्यो कोठाबाट बाहिरै निस्केकी छैन।
3: कति सुतिराखे त, त्यसलाई यसो काममा व्यस्त राख्नुपर्ने। आमा यसरी धेरै बेर एक्लै बस्न दिनु हुँदैन है, यसो बाहिरतिर घुमफिर गर भन्ने पनि हुन्छ।
2: के घुमफिर गर भन्नु, गाउँले कुसुमको मुख देखे पनि अलक्षिण लाग्यो जस्तो गर्छन्।
3: अब गाउँले मन पराउँदैनन् भनेर हामीले कान्छीलाई घरमै थुनेर राख्नुपर्छ भन्ने छ र? अरूले मन पराए पराउ, नपराए नपराउ,
1: सबै कुरा तैँले भने जस्तो पनि हुँदैन सौगात। समाजमा बसेपछि समाजको कुरा मान्दिन, समाजलाई टेर्दिन भनेर हुन्छ,
3: समाजको नराम्रो कुरालाई पनि स्वीकार्नै पर्छ भन्ने छ र बुवा? कुसुमले आफ्ना लागि आफै निर्णय गर्न नपाउने भन्ने हुँदैन, तिनीहरूले भनेको कुरा नमान्दैमा बहिष्कार नै जस्तो गर्न त मिलेन नि।
2: यस्तै यस्तै नपस्ने कुरा गर्छस् र तँलाई कसैले मन पराउँदैन, सबैले सौगातले बहिनीलाई बिगार्यो भन्छ। त्यो दिन तैँले सम्झाएको भए कुसुमले बिहा गर्न मान्दैन कि?
3: उसलाई बिहा गर्न मनै छैन भने चाहिँ हामीले जबरजस्ती गरेर हुन्छ र भने?
2: चाहिने कुरा नमानिसे गर्न परेन त।
1: त्यही त, त्यो केटोसँग बिहे गरेर गइदिएको भए कुरै सकिन्थ्यो, बरु फर्केरै नआएको भए पनि आनन्द हुन्थ्यो, यो सबै देख्न त पर्दैन थियो।
3: हेर्नु भयो, आफूले गल्ती गरे भन्ने सोचेर नै त कान्छी घर फर्केर आएकी हो, धन्न घर नै फर्केर आयो भन्नु न, घर नफर्केर आफूले केही गरिदिएको भए?
1: हो, बरु मरिदिएको भए हुन्थ्यो। बुवा,

0: देखिन्छ र हाँ भएन कि रुमिना त कस्तो अर्कै गरिस् त
1: कस्तो अर्को भएर
0: अलि मिलेन कि ल यता हेर त दुवैजनाले बनाऊ त
1: फेरि बनाउने ल ल
0: ल अलि क्यामेरामा हेर है
1: ल ल
0: यसो पोज दे न
1: कस्तो यस्तो
0: टिकटक बनाउनु पनि सिकाउनु पर्ने कि यसलाई
1: ल ल टाइमरमा राख छिटो
0: ल देरी है

0: यो चाहिँ राम्रो भएको छ है पहिलाको भन्दा।
1: ठिकै छ।
2: हेलो विनिता।
1: हे यो विवेक फेरि यहाँ कहाँबाट आयो भने?
2: आज त तिमी कस्तो नचिनिने भएको छौ त विनिता।
1: हो र, वान पिस लगाएको भएर होला। अनि तिमी पनि यहाँ आउँदो रहेछौ त?
2: आउँछु कहिले काहीँ, अहिले चाहिँ हल्का नास्ता गरौँ भनेर। अनि तिमी चाहिँ?
1: म सानमाको छोरीको बर्थडेमा आएको।
2: ए बसेरै कुरा गरौ न, कुर्सी पनि खाली नै रहेछ क्यारे।
1: ए भइहाल्छ नि।
2: अनि यो त चिनिन नि?
1: रुमिना हो, सानमाको छोरी।
0: नमस्ते।
2: नमस्ते। ए भनेपछि बर्थडे गर्ल, ह्याप्पी बर्थडे बहिनीलाई।
1: कहाँ उसको बर्थडे हो त आज?
2: भर्खरै सानीमाको छोरीको बर्थडे हो भने त तिमीले?
1: यसको होइन के, यसको बहिनीको।
0: दिदी मम्मीले फोन गर्नुभएको छ, म गएँ ल।
1: ल ल, मलाई स्वदेशी आउँदै हुनुहुन्छ भन है।
0: हस्।
2: केही खाने, तातो चिसो केही मगाऊ?
1: नखाने, हामी त नास्ता खाइसकेको, अब सानबा आएपछि केक काट्ने भनेर पर्खेर बसेको। तिमीलाई खान मन भए खाऊ न।
2: म पनि अहिले साथीहरू आएपछि खानु पर्ला, एक्लै पनि के खाइरहनु हो।
1: को साथी हो र, आइसहरू पनि आउन थाले हो?
2: होइन, यता बजारको साथीहरू हो के, तिमीहरूको थ्री स्टार भयो जस्तो हाम्रो पनि बिन्दास ग्रुप छ क्या।
1: ए त्यसो भए त आज पुरै झ्याप मोडमा बिन्दास हुने होला है।
2: त्यस्तो त हुन्न, हल्का खाजा नास्ता मात्रै हो
1: होला। पत्ताए अहिले कति बोतल पुग्ने हो?
2: त्यस्तो चाहिँ नभन कि विनिता, यस्तो राम्री मान्छेले बोतल सोतलको कुरा गरेर चाहिँ सुहाउँदैन।
1: राम्रो मान्छे भएर मक्क पार्न खोजा होला होइन?
2: त्यस्तो होइन कि विनिता, साँच्चै भन्ने हो भने तिमीलाई यो पर्पल कलरले यस्तो राम्री देखाएको छ नि।
1: ल ल थ्याङ्क यू।
2: हुन त तिमी सदाबारै राम्री हो के, आज अलिकति विशेष राम्री देखाएको छ मात्र भने।
1: विवेक यो बढाइ चढाइ अलि धेरै नै भयो कि?
2: प्रमिस यार, तिमी बिलिभ गर या नगर, तिमीहरूको थ्री स्टारमा सबैभन्दा राम्री भनेको तिमी नै हो जस्तो लाग्छ मलाई।
1: ओहो, गफ दिन त खप्पिस छ है।
2: मनको कुरा गर्दा नि के गफ हुन्छ र?
1: मनका कुरा पनि कतिजनासँग हुने रहेछ तिम्रो। पहिले त्यो हिरोनीसँग नि मनको कुरा हुन्थ्यो।
2: को हिरोनी भने? त्यही उपमाको कुरा गरे होला होइन? त्यो त यसो फिल्म खेल्न पाइन्छ कि भनेर मात्रै हो, त्यस्तोसँग के रिलेसन राख्नु नि। उसका बिएफहरू पुरै लाइनमा हुन्थे।
1: तिमी पनि त त्यही लाइनमा थियौ नि, साँच्चै तिमी चाहिँ कति नम्बरमा थियौ नि त्यस बेला।
2: त्यसका कुरा नगर।
1: अनि सरलाको कुरा गर्ने कि नगर्ने त?
2: फेरि कहाँबाट आयो सरलाको कुरा फेरि बिचमा?
1: हा भन न, मलाई कस्तो जान्न मन छ, तिमीहरूको त बिहे नै हुन थाले थियो अरे होइन?
2: बिहे भन्दा पनि ऊ चाहिँ मसँग हल्का इम्प्रेस थियो क्या, त्यही मात्रै हो।
1: ए अनि अझै कतिजना छन् त तिम्रो इम्प्रेसमा?
2: त्यस्तो त कोही छैन यार।
1: ए त्यस्तो कोही छैन, विवेकको नि कोही नहुने भने त अचम्म भएन र?
2: ल सर्च गरिहेर नि त, कोही भेटायो भने मलाई जेलै हालिदेऊ।
1: जेल त सरले पो झन्डै हाले कि तिमीलाई। सानमाको फोन आयो, म जान्छु ल।
2: एकछिनमा आउँछु भन न, कस्तो कुरा गर्न मजा आइरहेको थियो।
1: बस्नु त हुन्थ्यो, अहिले खोज्दै सानमा यहीँ आइपुग्नुहुन्छ।
2: त्यसो भए अर्को पटक अलिक लामो समय बस्ने गरी भेटौँ नि त, म टाइम मिलाएर तिमीलाई कल गर्छु हुन्छ।
3: रोपेको न फल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
4: गत हप्ता सोधेको प्रश्न थियो, नेपालमा धान दिवस अर्थात दही चिउरा खाने दिन भनेर कहिले मनाइन्छ? यसको सही उत्तर हो असार 15 गते। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत काठमाडौँबाट हरिप्रसाद किमिरे, रूपन्देहीबाट पप्पू थापा, धादिङबाट सनिता श्रेष्ठ र झापाबाट अमिसा तासपुरिया विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, उत्सव र रमाकी छोरी पूर्णिकालाई केमा समस्या देखिएको छ, आँखामा कि कानमा? प्रश्न फेरि एकपटक, उत्सव र रमाकी छोरी पूर्णिकालाई केमा समस्या देखिएको छ, आँखामा कि कानमा?
5: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 49।
2: जगतको यो बानी पनि कहिले नसुध्रिनु भयो। न कसको पैसा सोध्नु छ, न कसको सामान सोध्नु छ, जसको सुकै होस् भेट्यो कि चलाइहाल्यो। के भन्नु,
3: ढोका खुल्लै छ, के को डक्टर गरिरहेको?
2: तिमीलाई कुन लेडिज कुन जेन्ट्स भनेर लुगा छुट्याउनु पनि आउँदैन कि के हो? मेरो ज्याकेट लाएर हिँड्दिने
4: दिदी? मैले हजुरको ज्याकेट कहिले लाएर?
2: ए रमाबु, म त जगत भनेर।
4: ए जगत दाई त हुनुहुन्न त यहाँ? हजुर कोसँग बोला त? नानीहरू पनि छैनन्।
2: छोरीहरूलाई स्कुल छोड्न गएको, मेरो ज्याकेट लाएर हिँड्नेछ भनेर न अफिस जाने सुसार गर्न लागेको। अब ढोका ढक्ट गरेको सुनेर जगतै होला भनेको मैले त।
4: ए अफिस जाने बेला पो भइसक्यो सय दिदी।
2: अँ हुन लाग्यो, बस न रमा। अनि नानीलाई त ठिक छ नि?
4: हजुर ठिकै छ दिदी, अहिले जान्छु ल, बरु बेलुकातिर आउँछु नि।
2: होइन होइन बस न, अफिस जान अझ आधा घन्टा टाइम बाँकी छ, फेरि जगत आउन्जेलसम्म कुर्नै परिहाल्यो। केही काम थियो र रमा?
4: काम भनेर त्यस्तो इमर्जेन्सी त केही होइन।
2: ए पक्का है? टिभी खुलेपछि अफ गर्नुपर्छ भन्ने समेत थाहा छैन मेरो छोरीहरूले। अँ ल भन त के रे।
4: त्यस्तो त केही होइन दिदी, भरे भोलितिर कुरा गर्दा पनि हुन्छ।
2: अप्ठ्यारो नमानी भन न, केही समस्या भएको हो? खै नानीलाई त देऊ त। अनि खोप सोप त सबै नियमित लगाइरहेछ नि?
4: हजुर लगाइरहेछु। अब दिदी यसो कामकाज पनि गर्नुपर्छ कि भन्ने लागेर भेट्न आएको।
2: ए हो र?
4: हजुर दिदीको त धेरै ठाउँमा चिन्जान छ नि है, हजुरकै ब्याङ्कमा पनि शान्तिनो काम हुन सक्छ नि भनेर पहिला पनि कुरा गरेको थिएँ नि दिदीसित।
3: ए हो, मामुले जागिर खानेले नि त हो पो, अनि मैले पुन्जोलाई कसले हेर्छु त?
4: उच्च पनि पहिलाको जस्तो छैनन्। घरको काम छोरीको जिम्मेवारी भनेपछि अरू कुरा छोडेर भए पनि तयार हुन्छन्।
2: त्यो त हो, अब पहिला गफले संसार हाँक्ने मान्छे, अहिले पुरा आफ्नो काममा मात्र ध्यान।
4: त्यही भएर छोरीलाई उत्सवले हेरिहाल्छन्, सन्देश पनि दिनभरि स्कुल जान्छ, साँझ बिहान दुवैजना घरमै हुन्छौँ।
2: अब मेरो भनाइ मान्ने हो भने त तिमीले अझ 6 महिना जागिर नगरे पनि हुने हो खासमा।
4: किन र दिदी?
2: अरू कारण केही होइन, तिमीले कस्तो स्थितिमा यो नानीलाई जन्माकी हो भने त थाहा छ नि हामीलाई। आँखै झिमिक्कै नगरेर टाढा टाढा मात्र हेर्छ त। पकाज म दिदीको छाइ छाइ बाजा दिन्छु ल।
4: त्यो त हो दिदी,
2: त्यही भएर अब तिमी र नानी दुवै राम्रोसँग नतङ्गिँदै काम थाल्दा तिम्रो जिम्मेवारी पनि थपिने, नानीलाई हेर्चा पनि नपुग्ला कि भन्ने कुरा मात्र हो।
4: उत्सवले नि हेर्छन्, त्यसमा त ढुक्क छु। अहिले त उत्सव धेरै फेरिएको छ नि दिदी।
2: हुन्छ, अब तिम्रो मनले त्यसो भन्छ भने त ठिकै छ नि, तर आजको भोलि नि जागिर पाउला नपाउला, अब 1-2 महिनासम्म कतै भएसम्म म खबर गरौँला नि है।
4: त्यति भइदिए धेरै गुण लाग्थ्यो दिदी, उसै त दिदीहरूले हामीलाई कति गुण लाउनु भएको छ भन्ने कुरा त हाम्रो मनमा छ नि।
2: एउटै घरमा बस्छौँ, परिवार जस्तै त हो, यसमा के गुण बैगुणको कुरा गर्नु त अनि।
4: हजुरलाई अफिस जानु ढिला भयो होला, जगत दाई पनि आउनु भएन नि।
2: ए रमा, तिम्रो छोरीको कान कति ठाडो हुन, यो छैछै बाजा बजेको अब जताबाट हेरेको छ उति उतै कति छिटो फर्किन्छ त।
4: त्यही त दिदी, आवाज खुब याद गर्छ यसले, बिरालो म्याउ गरेको हुँदैन, उतैतिर हेरिहाल्छु।
3: नानु पूर्णिका, यता हेर्दो छोरी, यता हेर्दो ल।
2: आवाज भने जताबाट आयो त्यति ध्यान दिन्छे, औँलाको म त चालचुल गर्दिनँ त।
4: हो र दिदी?
3: नानु पूर्णिका, यता हेर्दो छोरी।
2: ल हेर त रमा, तिम्रो छोरीको आँखामा पक्कै समस्या छ।
5: एक हजार, दुई हजार, कस्तरी ढोका खोले कि? 20 तारिक खोल्न सक्दिनस्?
6: छोरी निदाई, हात चलाउँदा नानी उठ्छ भनेर ढोका खुट्टाले हाने बेसकन लाग्यो छ।
5: 1,000, 2,000, 4,000, 4,000, 4,500 के गर्छ यो? 1, 2, 3, 4, 5 जति गने पनि 5,000 भन्दा माथि हुँदैन त।
6: धेरै चोटि गनेर पैसा बढ्ने भए त म दिनभर पैसा मात्र गनेर बस्थेँ।
5: 58 बढ्छ कि के थाहा।
6: सुन्नु न बुढो, छोरीको पास्ने गर्ने बेला हुन लाग्यो, पास्ने त धुमधामले गर्नुपर्छ है।
5: धुमधामले पास्ने गर्दा पैसा पनि त धुमधामकै चाहिन्छ होला।
6: अलिअलि पैसा खर्च गर्नु परेन, हाम्रो पहिलो सन्तानको कार्य पो हो त।
5: छोरीको ठाउँमा छोरो भइदिएको भए ऋणी काटेर भए पनि पास्ने धुमधामले गर्न हुन्थ्यो, छोरीका निम्ति धेरै खर्च गरेर के नै हुन्छ र।
6: अब छोरीको ठाउँमा छोरो भइदिएको भए हुन्थ्यो जस्तो त मलाई पनि लागेको छ नि। त्यो भनेर हामीले आफ्नो कर्तव्य नै नगर्ने हो र? त्यसमाथि गाउँलेको अगाडि आफ्नो इज्जत राख्नु परेन?
5: इज्जत राख्ने भनेर नभएको पैसा कसरी खर्च गर्नु?
6: साथीभाइसँग मागे देला नि त, ऋण लिने भनेको यस्तै बेला त हो। ऊ त नानीको ओर्ने थियो नि त।
5: ऋण लिएर मात्र भएन, तिर्न पनि पर्यो, तलबले घर खर्च टार्ने हम्मे हम्मे पर्छ।
6: त्यति थोरै पैसामा काम नगर्नु भने त हो नि, मेरो कुरा सुन्ने होइन। अहिले घर चलाउन गाह्रो भयो भनेर हुन्छ?
5: आफ्नै काकाको छोरासँग पैसा कुरा के गर्नु भनेर ऊ बेला केही भनिन।
6: काकाको छोरा भनेर पैसाको कुरा नगर्ने हुन्छ र भने? हाम्रो घर तिन ल्याएर चलाइदिँदैनन्, आफै चलाउनु पर्छ। बरु पहिला सबैतिर काम गर्दा कमाइ राम्रो हुन्थ्यो, अब अहिले घरमा मान्छे बढे, कमाइ झन् थोरै।
5: खै यस्तो कुरा त सौगातले आफै बुझ्नुपर्ने हो।
6: सस्तोमा काम लगाउनु पाएको छ, बुझ्छ नि, बुझे पनि नबुझे चाहिँ गर्छ। यस्तो कुरा त आफैले राख्ने हो, काम अनुसारको पैसा भएन पैसा बढाइदे भनेर भन्नु न।
5: तैँले भने जस्तो सजिलो हुन्छ र? उसको व्यापार भने जस्तो भएको छैन, घाटा छ भन्ने थाहा हुँदा हुँदै कसरी पैसा बढाइदिए भन्नु मैले?
6: अब काममा ध्यान दिए पो व्यापार राम्रो हुन्छ भने, ध्यान जति अर्काकी स्वाइनीमा छ कसरी प्रगति गरोस् त? तपाईँले सगत बाबुसँग कुरा नगर्ने भए म आफै कुरा गर्छु।
5: त पनि काम गर्ने म, पैसाको हिसाब किताब तैँले गर्न जाँदा देख्नेले पनि के भन्लान् भन् त?
6: अरूले के भन्लान् भनेर आफू अभावमा बस्न सकिन्छ?
5: सौगातलाई पनि अहिले गाह्रै छ, ब्याङ्कको ब्याजतिर त धौधौ भएको छ भन्दै थियो। राम्रो भएपछि काम अनुसारको पैसा त दिन्छ जस्तो लाग्छ है मलाई।
6: अब कहिले तिनको व्यापार राम्रो हुनु, कहिले हामीलाई पैसा बढाइदिनु, व्यापार जस्तो कुरा नाफा नै हुन्छ भन्ने पनि छैन नि। अनि सधैँ यति नै पैसामा काम गर्ने?
5: मेरो टाउको नखान त, ला यो पैसा राख, बाँकी पैसा दुई चार दिनमा दिन्छु भन्या छ सौगातले।
6: बिहानदेखि बेलुकासम्म काम गरे जा अब महिनाको 12,000 दिनु छ, त्यही पनि किस्ता भन्दिनँ। यस्तो तालले कसरी घर चलाउनु?
5: अब के गर्छस् त? तेरो बुढो पढा लेखा छैन, धेरै कमाउन सक्दैन, दुःख पाउने भइस।
6: पढे लेखा नभएर होइन, बुढो सोझो भएर चाहिँ दुःख होला जस्तो छ। यस्तो तालले चाहिँ केही हुँदैन है बुढो, कि सौगात बाबुसँग कुरा गर्नु कि अरू नै उपाय गर्नु।
5: फेरि के उपाय भन्छ यो?
6: हेर्नु बुढो, म कान्नेले हात चाट्छ, सौगात बाबुको आँखा छलेर यसो दुई चारवटा बाख्रा तलमाथि गर्न सक्नुहुन्न?
7: आज नारी दिवस कार्यक्रममा नारी खेलौना होइनन् भन्ने शीर्षकमा खतरा गजल जाँदैछ रे त तिम्रो, अझै गएको छैन?
8: जान्ला नि अहिले पाला आएपछि।
7: अनि गजलको शीर्षक चाहिँ नारी खेलौना होइनन् भन्दा पनि बर्फलाको ढिकमा भन्ने राख्या भए हुन्थ्यो।
8: जे राख्यो नि के मतलब भयो तिमीलाई?
7: अनि गजलमा आयुष भन्ने केटाले गर्खलाको ढिकमा भन्ने शब्द सही छैन, फेरि छुट्टा गजल खल्लो होला
8: के रे? त्यस्तै लेख्दै हुन्थ्यो भन्ने लाग्छ क्या हो तिमीलाई?
7: आयुषले यसो गर्यो उसो गर्यो भन्ने धरो प्रचार भइसकेको छ रे त, अब गजलमा पनि छुट्ला कि भनेर सम्झाइदिएको।
8: त्यस्तो सबैलाई सुनाउने रहर छ भने आफै गएर भन न माइकमा, अझ मलाई भन्छ कसले प्रचार गर्यो त्यही पनि सबैतिर।
7: अनि अस्ति खुसबुलाई कसले भन्यो? तिमीले भने होइन, खुसबु रिसाएर अहिलेसम्म बोलेको छैन।
8: अनि भने त के खुसबुलाई भन्दा सबैतिर हुन्छ?
7: त्यस्तो कुरा खुसबुलाई भन्नै पर्ने थियो र रोजिना।
8: अझ त्यस्तो कुरा रे भन नहुने भावे मलाई चाहिँ किन भने त?
7: मैले तिमीलाई भने भन्दैमा तिमीले सबैलाई भन्दै हिँड्नुपर्छ।
8: तिमीले मलाई भन्न हुने अनि मैले चाहिँ अरूलाई भन्न नहुने भन्ने हुन्छ? बोल्ने बेला थाहा नपाउने अझ कराउँछ, जो चोर उसकै ठुलो चोर।
7: ठिक छ, अब त म चोर भइहालेँ नि, चोर बदमास सबै भइयो अब होइन, मभन्दा राम्रो भेटे होला नि।
8: कोही आल्तु फाल्तुलाई भेट्नु छैन अब, सबै बुझिसकेँ मैले।
7: त्यही भएर त होला नि, यस्तो चाहिने नचाहिने कुरा गर्दै चालबाजी बुनेको।
8: हेर आयुष, मलाई कुनै चालबाजी पनि गर्नु छैन अनि यस्तो हावादारी काम पनि गर्नु छैन। आफू जस्तो नठाने हुन्छ सबैलाई।
7: तिमी त साह्रै राम्रो मान्छे हो नि, साना साना कुरालाई पहाड बनाएर हिँडेछ, अझ ठुलो कुरा गर्छौ। अलिअलि इज्जतको त ख्याल गर्नुपर्छ नि।
8: होइन, मैले कसको इज्जत बिगार्दे? यत्तिका इज्जतको ख्याल गर्ने मान्छेले त के गर्दा हुन्छ के गर्दा हुन्न भन्ने आफै थाहा पाउन सकिन्न।
7: अनि मैले के गरेको थिएँ त? मैले त्यस बेला कुरा मात्रै गरेको त हो नि, तिमीसँग कुरै गर्नुहुन्न र?
8: तिमीलाई कुरै नगर कसले भनेको छ र? चाहिने कुरा गर न, कति न के न भने जस्तो।
9: तिमीहरू उता कार्यक्रम हेर्न गएर के हल्ला गर्दै बसेको? अनुहार पनि पुरै बिगाएर कुच्चा डेक्ची जस्तो बनाएको छ, के हो आयुष?
7: त्यही होइन, यतिकै
9: केही नभए त यस्तो अनुहार हुँदैन होला त। अगाडि डान्स भइरहेछ, त सर्ट खोलेर उटिङ गर्नेवाला होस् त, के भयो तिमीहरू बिच?
7: त्यस्तो के होइन, हल्का डिस्कस मात्रै हो।
9: किन डिस्कस गर्छौ त यार? तिमीहरू त पुरै राम्रो काम गरेर इक्जाम्पल हुने मान्छे हो त।
8: इक्जाम्पल त मन्दैछ नि तिमी आयुष हिरो।
9: किन, के गरेर यसले?
8: सोध न उसैलाई।
9: होइन, के तालो तिमीहरूको? एउटा यता फर्किया छ, अर्को उता फर्किया छ, तिमीहरू साथी हो कि कुकुर बिरालो?
7: केटीहरूको सङ्गत भन्ने पनि यस्तै रहेछ विवेक दाई, बुझ्यो?
8: यस्ता स्वार्थीहरूले हामीसँग सङ्गत नगरेकै राम्रो।
9: यसरी आवेशमा आएर कुरा नगर न रोचिन, यस्तो तालले त तिमीहरूको सम्बन्ध कसरी अगाडि बढ्छ?
8: भयो, कुनै पनि सम्बन्ध अगाडि बढाउनु छैन मलाई यस्तासँग।
10: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेको नफलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
11: गत हप्ता सोधिएको प्रश्न थियो, कति कक्षासम्मको शिक्षालाई विद्यालय शिक्षा भनिन्छ? यसको सही उत्तर हो कक्षा 12। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत काठमाडौँबाट किशन महर्जन, प्युठानबाट असीम पाण्डे, खोटाङबाट सम्झना सुनुवार र सोलुखुम्बुबाट पूजा थुलुङ विजेता बन्नुभएको छ। तपाईहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, नेपालको संसदबाट एमसीसी कहिले अनुमोदन भयो? प्रश्न फेरि एकपटक, नेपालको संसदबाट एमसीसी कहिले अनुमोदन भयो?
12: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी 1 स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 76
2: ओइ कता ढोकाफल छुटाइज
3: घुँडा दुख्या बेला दल्ने भनेर ल्याएको मलम किरिम भनेर जम्मै निकालेर मुखभरि दलेछ।
2: तपाईँ पनि आफ्नो औषधि केटाकेटीले नभए ठाउँमा राख्नुपर्छ नि आमा।
3: तपाईँ पनि मेरै गल्ती देख्न अब के भनेदेखि यो घरमा मलाई रुचाउने को नै छ र? न त तेरी बुढी न त तेरो छोरा। मै बुढीलाई काल नआएर बाँची कि यो सब देख्नलाई होला।
2: भावा चुप्लाउनुहोस् तपाईँ पनि, आज यसलाई म ठिक नभएर छोड्दिन।
3: सम्झाएर पुग्दैन, बुझाएर नै लाग्दैन, के भनेदेखि कुटाइ नै कम भएको होला।
2: खै के हो, जहिले केही न केही उपद्रव गर्छ, पिटाइ नपुगेर भनौँ भने पिटेपछि टोयलेटभित्र छिरेर सिस्किने लगाइहाल्छ। ओए सन्देश, बाहिर आइज भनेको छिटो, सिस्किनी खोलेर बाहिर निस्किन्छस् कि म आफै ढोका फोडौँ। अझ टेर्दैन
4: उत्सव? ए उत्सव भाइ, होइन के को हल्ला हो?
3: उसैले हुन्छ खरो, हामीले आफ्नो घरमा जे सुकै गरौँ न, के चासो हो यसलाई?
2: खै के हो, कहिले काहीँ त तँ चुप लाग् भनिदिउँ चाहिँ लाउँछ, तर प्याच केही भनिदिउँ भने पनि उसैको सहयोग नलिए आफ्नो घर व्यवहार चल्दैन।
5: होइन के भयो, हल्ला खल्ला त निकै छ नि, टोयलेटमा के पस्या हो? सर्प कि बाँदर हो कि हो?
2: बाँदर सर्प केही होइन, घरकै बाँदरभित्र पसेर चुकु लायो भने।
5: सन्देशले
2: हो दाइ, आमाको घोडामा लाउने मलम सबै निकालेर फालेछ, यसो किन गरिस् भनेर प्याट्ट पारेको। ऊ हेर न, टोयलेटभित्र छिरेर ढोकै खोल्दैन त।
5: केटाकेटीलाई डर देखाएर कुटेर पिटेर त लाउँछु भन्ठान्छौ, अनि कसरी यस्तो नहोस् त? खै छोड। सन्देश बाबु, ढोका खोल त, ढोका खोल न सन्देश। सुन्यौ, पिट्नुहुन्न के? म तिमीलाई बाबासँग छोड्दिन, तल लैजान्छु है, जोसी र लजुसँग खेलौँला नि अनि। ढोका खोल त, ढोका खोल सन्देश। ल आऊ आऊ, कसैले तिमीलाई केही गर्दैन है। लगेर दुइटै गालामा डाम, तिग्रामा डाम, हिँडाऊ तल जमिन।
6: हुन्छ हस् अङ्कल।
3: होइन, अर्काको चुलोसम्म त छिरेकै थियो, अब भकारी हुँदै धुरीसम्मै पुग्न आँट्यो यो जगत। के भनेदेखि तैँले यसलाई सम्झाउँछस् कि मैले नै ठिक पारौँ? खुइया गरेर हुन्छ, त्यो जगतैलाई राम्रोसँग हप्काउनु पर्ने भयो, यस्तैले उचालिदिन्छन् र झन्झन बिग्रिन्छ तेरो छोरो।
2: जगतलाई मात्र दोष दिएर होला र आमा, टक्क लाएर उनका छोरी पनि मेरै छोरा जस्ता लफङ्ग भए उचालेकै त हो नि भन्नु। उनका त राम्रै छन्, ज्ञानी छन्,
3: आफ्नालाई त राम्रै बनाउँछन् नि जसले पनि, के भनेदेखि अर्कालाई पो बिगारिदिने।
2: उसले बिगारिदिएको हो र भने, न मेरै कोटाइले गर्दा पो थेत्तर भइसक्यो हो कि। आज त रुँदा पनि रोएन, टोयलेटभित्र छिरेर बसिहाल्यो, मसँग नजिकै आउन्न, बोल्दा पनि बोल्दैन। खै मेरो मुखै हेर्दैन किन हो?
3: नत्र के, बाउ छोरा देउडा खेल्ने भन्या थिस् त, बाउ छोराको सम्बन्ध यस्तै त हो नि, तैँले जिए गरेका छस् एकदम ठिक गरेका छस्।
2: खै के ठिक भन्नु के बेठिक भन्नु,
3: हो के हो, बिच बिचमा यसै गरी उचालिदिनेहरूले गर्दा माथिँदै गएको हो त्यो, के भनेदेखि बरु यिनीहरूबाट टाढा पो कसरी राख्ने होला।
2: छोरोले बाउलाई बाउनी नमानेको, डरै मात्र मानेको, कुरै नगरेको पनि राम्रो हो र आमा?
3: उचालिदिनेहरूको दोष आफ्नै थाप्लामा नलेके तैँले,
2: अरूलाई दोष दिएर छोरो मसँग नजिकिन्न नि आमा। कहिले काहीँ त यो सबै मेरै कारणले यस्तो भएको हो कि झैँ पनि लाउँछ, अब मैले आफै के कसरी हुन्छ, छोरोलाई आफूसँग नजिकै नै बनाउनै पर्छ।
7: के गरेको हो त्यो, खुरुक्क जा त, खुरुक्क जा भनेको सुनिनस्, घाँटी नै सुक्ने गरेर किन कराउनु भएको मितिनी आमा? हेर्न त्यो बलरामलाई, त्यहाँ नसुत भने मान्दै मान्दैन। ओ बलराम, उता गएर सुत भनेको।
8: आज पनि जानले धुत भयो जस्तो छ, भनेको के मान्थ्यो?
7: जानले खाएर आए पनि आफ्नै घरमा गएर सुत्नु नि।
8: होस् छोडिदिनु मितिनी आमा, त्यस्तालाई कराएर सुन्ने भए पो, एकछिनपछि आफै उठेर हिँड्छ, चिया समात्नु, अहिले सेलाउँछ फेरि।
7: अँ तँलाई के थाहा, एकछिनपछि त्यहीँ मुटेर हिँड्छ त्यो। ओए ओए बलरामे, तँलाई हानौ झटारो।
8: ए मितिनी आमा, के यस्ता जोड्याएको पछि लाग्यो भने, चिया खानु सेलाइसक्यो।
7: ह
3: होइन यी मान्छेहरूले हामीलाई किन हेप्या भन् त इन्दु, हामीले कसको के नै पो खाइरहेको छौँ र?
8: नितिनी आमा पनि एउटाको रिस अर्कोलाई पोखेर हुन्छ, धेरै नरिसाउनु के, अहिले फेरि प्रेसर बढ्ला।
3: प्रेसर बढ्ला भन्छेस्, हिजो सन्जुलाई नाप्न लगाएको 150 पुग्यो भन्दै थिए।
8: ओहो, औषधि खाँदा खाँदै त्यत्रो पुग्नु राम्रो होइन भन्छन्। धेरै तनाव नलिनु है मितिनी आमा।
3: तनाव लिन्न भनेर नहुने हो र, तनाव दिने मान्छे भएपछि। हिजो पनि आएको थियो तेरो देवर, के रे त्यसको नाम?
8: सौगात बाबु।
3: अँ त्यही, हरिस कहाँ छ भनेर सोध्दै थियो, मैले थाहा पाएर नि भनिनँ अरे।
8: कुसुमलाई भगायो भनेर?
3: अँ, तपाईँको छोरालाई पुलिस चौकी नपुर्याइ छोड्दिन भन्दै थियो बजिया।
8: अनि तपाईँले के भन्नुभयो त?
3: अर्काको छोरालाई फस्ल्याङ फुस्लुङ पारेर आफ्नी बहिनी भिडाउने बेला भिडाइ, अहिले मेरो छोरालाई जेल हाल्छु भन्न तँलाई लाज लाग्दैन भनेर बेसमारी गाली गरिदिए।
8: ठिक गर्नुभएछ मितिनी आमा।
3: जाने बेलामा उसकी बहिनी अघि लाएर गई, अहिले मेरो छोराले जबरजस्ती गरे जस्तो गर्दो रहेछ है।
8: त्यो सौगात पनि पखेटा लाग्या चरी उडी भनेर अर्कालाई दोष लगाउन मिल्छ र भने?
3: अब दोष नै लगाउने हो भने त मैले तिनीहरूलाई लगाउनु पर्ने हो नि। त्यसकी बहिनी कुसुम, त्यसले गर्दा मेरो छोरो मबाट टाढा भयो।
8: छोडिदिनु मितिनी आमा, जे हुनु भइसक्यो
3: जे हुनु भइसक्यो भनेर मन मान्दो रहेनछ इन्दु। आफूले कति माया गरेर राख्या छोरो एउटी केटीको लागि,
8: उसको लागि त्यही केटी नै ठुली भई, तपाईँले मरिहत्ते गरेर के गर्नु?
3: छोराका लागि आफैले केटी खोजेर धुमधामसँग बिहा गरौँला भन्ने कत्रो धोको थियो। मैले त एउटा केटी खोज्नु भनेर इष्टमित्र सबैलाई भनिसकेका थिए, आफन्तको अगाडि लाज मर्नु बनायो त्यसले।
8: गल्ती त तपाईँको पनि हो है मितिनी आमा। तपाईँलाई हरिश र कुसुमको बारेमा मैले त्यत्रो भन्दा भन्दै किन अर्की केटी खोज्न लगाउनु परे?
3: अहिले तेरी छोरी सानै छ इन्दु, त्यही भएर तैँले यस्तो कुरा गर्छेस्। बाउआमाले छोराछोरीका लागि कति सपना देखेका हुन्छन् भन्ने कुरा तेरी छोरी ठुली भएपछि थाहा पाउलिस्।
8: नरुन् न मितिनी आमा, अब भाग्ने मान्छे भागिसक्यो, तपाईँ यहाँ रोएर बसेर हुन्छ? हामीले उनीहरूको खुसी पनि त हेर्नुपर्छ। उनीहरू एकअर्कासँग खुसी छन् भने हामीले मात्र दुःख मानेर के हुन्छ र?
3: त्यो हरिसेलाई मैले कति सम्झाएको, त्यो केटीलाई छोड्दै बाबु भनेर, मेरो कुरा अलिकति पनि सुनेन।
8: के सुन्थ्यो त तपाईँको कुरा? उसको लागि कुसुम नै सब थोको जस्तो गर्छ, सबै कुरा त्याग्न सक्छु तर कुसुमलाई छोड्न सक्दिनँ भनेर भन्थ्यो।
3: त्यसका लागि आफ्नो बाउआमा घरभन्दा त्यो कुसुम ठुलो हो भने हाम्रा लागि पनि त्योभन्दा हाम्रो इज्जत ठुलो हो।
8: त्यो त हो तर
3: हेर इन्दु, हरिसेले हाम्रो सपना तोडेको छ, हामीलाई रुवाएको छ त्यसले। आफ्नो बाउआमालाई आफ्नो जस्तो गर्दैन भने हाम्रो लागि पनि त्यो मोरे सरब हो। अब त्यो हरिसको लागि यो घरको ढोका सधैँको लागि बन्द भयो।
9: नुहाएपछि लुगा बाथरुमभित्रै लगाएर आउनु पर्दैन? जाऊ जाऊ त बाथरुम गएर लुगा लगाएर आऊ।
10: किन लुगा फेर्न बाथरुम नै जानुपर्ने हो र? यहाँ फेरे पनि भइहाल्छ नि।
9: छ्या, लाज पनि नलाग्ने।
10: तिमीसँग मलाई के को लाज?
9: हेर रुमाल चिसै रहेछ, खाट सबै भिजाइदियो, जाऊ आफ्नै खाटमा गएर बस।
10: ल्याङ नगर न यार, यहाँ बस्न पनि नहुने हो र भने
9: किन बस्ने नि अर्काको खाटमा?
10: कहाँ बस्ने त?
9: जासुकै बस्छ मलाई के।
10: कुसुम कति मोबाइल चलाइरह भने, यता हेर न।
9: उता जाउन हरिश, म गौरीसँग गफ गरिरहेको छु क्या एकछिन।
10: कस्तो यार, तिमीलाई अहिले नै गौरीसँग गफ गर्नुपर्ने?
9: एकछिन जरुरी कुरा गर्दैछु कि।
10: मभन्दा जरुरी तिम्रो लागि अरू के हुन्छ र?
9: स्कुलमा 10 कक्षाको पढाइ सुरु भयो अरे क्या, मेरो पढाइ नै छुट्यो यार, कस्तो बोर भयो।
10: अब किन पढ्नु पर्यो?
9: लो के भने यस्तो पढ्नु पर्दैन त।
11: को हो?
12: म किशन, ढोका खोल्नु न।
9: आयुष ताईसँग अस्ति आएको साथी होइन?
10: हो के अरे।
9: हरिश जाऊ लुगा लगाएर आऊ, छिटो गर है छिटो।
12: कुसुम
10: बेला नपु बेला के।
9: हजुर दाई, दाई एकैछिन पाउनु है। दाई भित्र आउनु न।
12: ए होइन, म गइहाल्छु, यो आयुषले सामान पठाएको थियो त्यही पुर्याउन मात्र आएको म त।
9: ढोकाबाट त के फर्किनु र दाई? दाई बरु आउनु न एकछिन, ढोकाबाट कसैलाई फर्काउनुहुन्न भन्छन्।
12: त्यो त घरको ढोकाबाट होला नि। अनि हरिश खै त?
9: उता बाथरुममा छ।
11: आउनु न भित्र भित्रै आउनु। अनि आयुष दाई आफै चाहिँ किन आउनु भा?
12: आयुषलाई सन्चो छैन।
11: दाईलाई के भएको?
12: हल्का विकनेस भयो, त गइदेन भनेर भन्यो अनि म आएको।
13: हेलो
12: हेलो हरिश। हरिश, तिमीले घरबाट कलेजको किताबहरू मगाएको रहेछौ है?
13: मगाएको थियो।
12: ल तिम्रो किताब।
11: ल कसले पठाइदियो?
13: मैले इन्दु दिदीलाई भनेको थिएँ, दिदीले पठाइदिनु भयो होला। यसो हेर्दै गरे पछिलाई सजिलो हुन्छ भनेर नि। थ्याङ्क्स है किसान।
12: ठिकै छ,
11: मलाई त अब पढ्न पर्दैन भन्थ्यौ त आफैले चाहिँ किताब मगाएको।
13: मैले म पढ्दिनँ भने हो र, तिमीले पो अब नपढे हुन्छ भने त।
12: मेरो काम छ, म जान्छु है।
13: हुन्छ यार।
11: हुन्छ दाई,
13: फेरि भेटौँला नि।
14: ल बाई
11: बाई बाई दाई। हरिश, मलाई पनि 10 कक्षाको किताबहरू किनिदेऊ, आफै भए पनि पढ्छु म। बरु पछि जाँच दिन मिल्यो भने सजिलो हुन्छ मलाई।
13: खोइ पैसा मसँग, यहाँ होटलको पैसा त कसरी तिर्नु भइरहेछ?
11: बुई, अस्ति त थियो त।
13: त्यति जाब पैसा सकिँदैन, खाऊ बस, तिम्रो डिमान्डहरू पुरा गर, कहाँ हुन्छ पैसा?
11: मैले के डिमान्ड गरेर?
13: मुखले डाइरेक्ट पो भन्दैनौ, व्यवहार त्यस्तै देखाउँछौ, म बुझ्दिनँ र।
11: ठुक्क, यस्तो पनि सोच्ने हो?
13: तिमीले मलाई थुक्या, तिमीलाई नि ल थुक।
11: हरिश, मुखेभरि थुक पर्यो, पक्क तिमीलाई थु
13: ल थु
11: ल थु थु
13: थु। मैले चाहिँ उसले भनेको सबै मान्नुपर्ने, ऊ चाहिँ मेरो केही कुरा नमान्ने।
11: के मानिनु मैले?
13: त्यो त तिमीलाई पनि थाहा होला नि, के कुरा मानिन भनेर। यस्तो हुन्छ भन्ने थाहा पाएको भए त म तिमीलाई ल्याउँदै ल्याउँदिन
11: थिएँ। स्वार्थी छ भने थाहा भएको, म पनि आमा बुवा दाइलाई छोडेर कहिले तिमीसित आउँदिन त।
15: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाई विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट 4 जना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा 1 जना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
16: गत हप्ता सोधेको प्रश्न थियो, परिवार नियोजनको कुन असह्य साधनले यौन रोग लाग्नबाट पनि बचाउँछ? यसको सही उत्तर हो कन्डम। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कैलालीबाट चन्द्रप्रसाद जोशी, अछामबाट घपी रावत, सिन्धुलीबाट रीमा विश्वकर्मा र कास्कीबाट रोशनी कटवाल विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने 4 जनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, कुनै घटनाका बारेमा प्रहरीलाई जानकारी गराउनु परेमा कति नम्बरमा फोन गर्नुपर्छ? प्रश्न फेरि एकपटक, कुनै घटनाका बारेमा प्रहरीलाई जानकारी गराउनु परेमा कति नम्बरमा फोन गर्नुपर्छ?
17: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी 1 स्पेस दिएर आफ्नो उत्तर लेखी 3 साठी 40 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार सुरुमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 19।
2: शङ्कर भाइ।
3: हजुर।
2: जग्गा तैँले अरू के लिनुहुन्छ सोध। अनि सुन त।
3: हजुर भाइ।
2: अनि तिन नम्बर टेबलमा पनिर रोटी लगिदेऊ ल।
3: हस् भाइ।
4: एक्सक्युज मी।
5: यस
4: सरलाई अरू केही थपाउँ?
5: यसो गर न, दुईवटा रोटी अनि हाफ प्लेट राजमा ल्याइदेऊ न है।
3: हस् सर।
2: दाइ खाना कस्तो?
5: एकदम ठिक छ भाइ।
2: अनि कहाँ पुगेर आउनु भयो दाइ?
5: यही माझकोट एफएमसम्म गएको थिएँ।
2: ए, के थियो र दाइ एफएममा?
5: एउटा इन्टरभ्यूको लागि बोलाएको थिएँ, त्यसैको लागि गएको थिएँ।
2: ए,
5: अनि यसो बाटो पऱ्यो, भाइकोमा खाजा खाएर जाऊँ न त भनेर पसेको नि।
2: त्यही त, आउनु त पऱ्यो नि दाइ।
4: किन सर?
2: जग्गा दाइ चिया पनि ल्याउँ है।
5: चिया हुन्छ।
2: टङ्ग भाइ।
6: हजुर दाइ।
2: दुईवटा मसला चिया ल्याऊ है।
6: हस् दाइ।
5: अनि उत्सव भाइ, ढाबा त राम्रै चलिरहेछ नि?
2: ठिकै चलाएछ भन्नु पऱ्यो दाइ। यतिका अफिसहरू छन्, यसो डेलिभरीको पनि व्यवस्था गर न, राम्रो हुन्छ नि।
5: अँ,
2: त्यसो पनि गर्न थालेको छु दाइ अहिले।
5: ए हो र, ल गज्जब भाइ।
2: उहाँ इन्डियामा ढाबामा काम गर्दै नि दाइ, धेरै ग्राहक त मैले आफैले तानेको थिएँ कि।
5: जे होस्, आइडिया छ भाइलाई चलाउने होइन?
2: अँ, अलिअलि। अब उता काम गर्दा नि टक्क लाएर कति कस्टमर त मेरा गफै सुनेर मन्त्र मुग्ध हुन्थे। साउजीले त्यही भएर मलाई कम्ता माया गर्थे
5: है।
2: हो नि।
5: अँ, गाह्रो छ भाइले पनि।
2: हो नि दाइ।
4: यी सर लिनु चिया।
5: गज्जब, यहाँ राख ल।
4: हस् दाइ।
2: टङ्ग भाइ।
4: हजुर दाइ।
2: यताउता सबै हेर ल।
4: हस् दाइ।
2: एकछिनमा आइहाल्छु।
4: हस् दाइ।
5: जे होस्, अब त यहीँ व्यवसाय सुरु गरियो नि त, परिवार पनि सँगै हुने भयो।
2: त्यही सोचेर पनि भयो दाइ, बाहिर बाहिर हुँदा छोराछोरीले पनि को जस्तो गर्ने रहेछन्।
5: त्यो चाहिँ हो है। अब यसपालि चाहिँ तिमीले चिन्ता लिनु परेन, सँगै हुन पाइयो।
2: त्यो त हो जग्गा दाइ, त्यसैले नि त खुसी लागेर मलाई।
5: अरे, खुसी त हुनु परिहाल्यो नि, अब दुई सन्तानको बाउ हुँदैछौ।
2: हो नि दाइ, अझ यसपालि त छोरी भइदियो भने गजब हुने थियो।
5: किन र उत्सव भाइ?
2: छोरीले बढी माया गर्छिन् कि भनेर नि।
5: उत्सव भाइ पनि
2: भन्न त मनकै कुरा भनेको हो कि जग्गा दाइ, अब छोरा नै भएछ भने पनि केही फरक पर्दैन मलाई त टक्क लाएर।
5: एउटा कुरा चाहिँ है उत्सव भाइ।
2: हजुर।
5: खुसीसँगै जिम्मेवारी पनि बढ्दैछ नि।
2: अहिले त के बढेछ भन्नु जग्गा दाइ, पाए पैसा नै बढ्ला कि।
5: ल, के कुरा गर्छ उत्सव भाइ? गर्भवती अवस्थामा तिम्रो त झन् धेरै जिम्मेवारी हुन्छ नि।
2: अब त्यस्तो के नै हुन्छ र, जग्गा दाइ पनि अब मैले नै बोक्दिन्छु भन्दा नमिल्ने।
5: ल, बोक्ने मात्रै कुरो होइन नि भाइ, यस्तो अवस्थामा त समय दिने, रमाजीलाई खुसी राख्ने, समयमा चेक जाँच गराउने।
2: जग्गा दाइ पनि रमा पोल्चेटी आमामा नाट्यो र, उसलाई थाहा छँदैछ नि के गर्नुहुन्छ के गर्नु हुँदैन भनेर।
5: त्यस्तो कुरा गरेर चाहिँ पन्छी नै मिल्दैन है उत्सव भाइ।
2: पन्छीको होइन दाइ, तपाईँ जे भन्नु, यस्ता कुराहरूमा त्यति धेरै चासो रहेको चाहिँ ठिक हो जस्तो लाग्दैन है मलाई।
7: प्रेम कुमारी, बाढीमा एक्लै के ढुनु मुनु हो?
8: ए गुरुदेवी दिदी, केराउ छरौ भनेर लाग्या।
7: फलाउन त जे पनि जाने है तिमीले।
8: खै, यसपालि बिउ राम्रो छैन, दुःख मात्र हुने हो कि दिदी?
7: खोइ खोइ हेरौ त बिउ।
8: यी हेर्नु त।
7: ए, हाइब्रिड बिउ भए राम्रो हुन्थ्यो।
8: अँ भने, घरका लोग्ने मान्छेहरूलाई ल्याइदेऊ भने त हो नि, छोराले बिर्से भन्यो, बसै भोलि भोलि भन्ने, झोक चलेर त्यस त्यही छरिदिन लाग्यो।
7: मैले नि बिहान भर्खर छर्या, अलिकति बिउ बचिया छ, ल्याइदेऊ त। हुन त त्यो मैले माथि बारीमा छर्छु भनिकन राख्या हो।
8: भो भो पर्दैन दिदी, कम्मर दुखेर मर्नु भएछ।
7: प्रेम कुमारी, दुख्ने कुरा त तिमी नगर, मेरो नदुखेको ठाउँै छैन। अब यता छुयो यतै दुख्छ, उता छुयो उतै दुख्छ।
8: घुँडा दुखेको भनेको ठिक भयो त दिदी?
7: ओहो, कहाँ ठिक हुनु नि प्रेम कुमारी, कानलो उक्लिन र ओर्लिन सक्दिनँ, थलै पर्छु, फेरि घरको कामले एकछिन फुर्सद भए पो। अब हेर न, बुहारीले कसैले नपाएको बच्चा पाउन लागेकी छे।
8: ए, इन्दुलाई फेरि सन्चो भएन कि के हो गुरुदेवी दिदी?
7: अब दुई जिउ भएको बेलामा पहिला जस्तो छरी त्यो ज्यान त कहाँ हुन्छ र, तिमी आफै भन त। अलिअलि बिसन्चो हुनु त कुन चाहिँ ठुलो कुरो हो र?
8: त्यो त हो,
7: हाम्रीले त कसैले नबोकेको पेट बोकेको जस्तै कहिले के ले भनेकी छे, कहिले के भो भनेकी छे। घरको काम गर्ने बुढी म छँदैछु क्या रे।
8: साँच्चैकै सन्चो नभएर होला, नत्र सकेको काम त गरेकै हुन्छन्।
7: के गर्थी र, वरको सिंहको पर पनि सार्दिन। हाम्रो पालामा बिसन्चो भयो भनेर बस्न पाइन्थ्यो र प्रेमकुमारी, तिमी आफै भन त।
8: त्यो त हो दिदी, मिराको पाला घाँस बोकेर ल्याउँदा बाटैमा ढल्या छु म। केटाकेटी मान्छे त्यत्रो भारी बोकेर धन्न।
7: अब हाम्रा पालामा सासूले बसेर कहाँ खान दिन्थे तिमी भन त। अहिलेका बुहारीहरूलाई त हाई सन्चो छ, सुती सुती खाएका छन्।
8: बुहारी न छोरी, हाम्रा पालामा भन्दा धेरै सुख छ अहिले। अब हाम्री कुसुमलाई नै हेर्नु न, मेरो कम्मर दुख्या छ, केराउ छर्न सघाइदिएन कान्छी भने साथीका घर जान्छु भनेर हिँडे। हामी कहाँ पाउँथ्यौँ यसरी हिँड्न।
7: हेर प्रेम कुमारी, गाली गरेर भए पनि छोरीलाई चाहिँ घर धन्दा चाहिँ सिकौ है, फेरि पछि आफैलाई गाल पर्छ। माइती मामाले केही सिकाइनछे भन्छन्।
8: गालीका कुरा गर्नुहुन्छ, यसो केही भन्नुहुन्न, उसैका घुर्की ठुलो हुन्छ। कुसुमको मेरा मैले त घर सम्हालिसकेका थिए, ऊ अझै बच्ची बन्छे।
7: ए प्रेम कुमारी, राम्रो घर पाए छोरीको बिहे गर्थे भन्ने सुनेको थिएँ नि मैले, साँच्चै हो र?
8: गर्ने त भन्या हो नि दिदी, चित्त बुझ्दो कुरो कतैबाट आया छैन।
7: चिन्जानको एउटा केटाको कुरा त आया छ।
8: कहाँबाट आया हो कुरो?
7: मेरो छोरीको गाउँको केटो हो, उसैको छिमेकी रे। केटो उम्काउनै नहुने छ रे है।
8: ए हो र, केटोले काम चाहिँ के गर्छ रे?
7: गाउँकै ओडाका अफिसमा भर्खर भर्खर जागिर खान थाल्या छ रे। सज्जन न सज्जन, मान्छे पनि उत्ति नै राम्रो छ रे उम्काउनुहुन्न है।
8: हो र, के गर्नु, बेलैमै आफैले दिन पाए ढुक्क हुन्थ्यो नि। मिरा जसरी हिँडिदिने हो कि भनेर डर लागिरहन्छ।
7: ओहो, मिरा जसरी गाउँ छोडेर हिँडी भन् त, तिमीलाई त गाउँमा बसी टिक्न दिँदैनन् है, बुझिराख।
8: त्यही भएर बेलामै अन्मै हालौ भने मैले, कुसुमका बाउ सुन्दैनन्।
7: लोग्ने मान्छेका भरा परेर नि व्यवहार चल्छ र, आफैले आँट्नु पर्छ। नेत्रेका बाउ सानैमा बिते, मैले आँट नगरे भए।
8: अब छोरीको बिहा गर्ने जस्तो कुरो मैले मात्र भनेर त के हुन्थ्यो र? पहिले घर सल्लाह गरौँ अनि।
7: त्यो त गर्नु, एकछिन पखै ल हेर त, यो फोटोमा कति हँसिलो छ केटो, भर्खर भरफरौ त 22 वर्ष पुग्यो रे।
8: खै खै, ओहो राम्रो रहेछ त। दिदी बहिनी चाहिँ कति छन् केटाको?
7: एउटी दिदी छ रे, त्यो पनि बुढासँगै उतै इन्डियातिरै बस्छ रे। नन्दा आमाजुको गुवार्तन सहनु नपर्नु पनि भाग्यकै कुरो है प्रेम कुमारी, बुझिराख।
8: त्यो त हो नि गुरुदेवी दिदी, नन्दा आमाजुको खटन पटन भोग्न कति गाह्रो हुन्छ भन्ने कुरा मलाई जति कसलाई थाहा होला।
7: त्यही भएर भन्दैछु प्रेम कुमारी, यो केटोलाई उम्काउनु हुँदैन है भनेर। यस्तो राम्रो घरबाट फेरि फेरि कुरा आउला नआउला विचार गर है प्रेम कुमारी।
8: त्यही त, म घर सल्लाह गरेर तपाईँलाई छिट्टै खबर गर्छु। केटो चाहिँ मलाई साह्रै मन पर्यो है गुरुदेवी दिदी।
6: ल किसन, आज चाहिँ जिन्दगीमा पहिलोचोटि घुँगी चाख्न पाइने हो यो।
9: हो नि, खाना खा, यो औषधि हुन्छ क्या।
6: खै त, कुनै त आउँदै आउँदैन त यार।
9: यी यताबाट तान्नु पर्छ, यी अब तान त।
6: आयो आयो आयो, कस्तो अर्कै टेस्ट है।
9: यो खान जान्नुपर्छ क्या, क्या मजा आउँछ यार।
6: कस्तो घोङी खान लागेला, म्यासेज आउँछ। मलाई यो थारू भाषा कस्तो मनपर्छ यार, आफूले जान्दैन के भने।
9: अब प्रयास गरेपछि जानिहालिन्छ नि, अझ खान्छस् घोङी?
6: पुग्यो यार, बरु एउटा फोटो हान्दैन घोङी खान लागेको।
9: हो र, लेन त मोबाइल।
6: इला दामी है, यो धान राख्ने डेरी पनि आउँछ है, दामी खिच ल।
9: ह्या कस्तो कुकुरुक्क परेको, अलि सिधा बस् न, खानला जस्तो गर त ल।
6: ल ल ल ल, हान ल
9: है, ल भयो ल।
6: अब यताबाट पनि हान त फेरि।
9: ल ल, यी मुनु शर्मा भन्नेको म्यासेज आयो त, कता हो कालु नबोल्ने रे। के हो यार यस्तो,
6: त्यो म्यासेज नहेर त, फोटो खिच फटाफट।
9: मैले हेर्दिनँ के, आफै देखिएको छ। इ फेरि आयो, किन नबोलेको रे?
6: तपाईँ यार खैले तैँले एउटा फोटो खिच्न दिएको, खालि म्यासेज हेरेको छ, हाँसेको छ
9: के हो यार? त भित्रभित्रै ठाउँमै पुगिसकेको रहेछ त।
6: अलिअलि त भइहाल्छ नि यार, तैँले थाहा भइहालिस् होइन, अब अरूसँग चाहिँ कुरा नगरेस है।
9: ल ल, को हो को भन्न?
6: को को? मैले पनि फेसबुकबाटै चिनेको, देखा भेट त भएन अहिलेसम्म।
9: ए खतरा रहेछ त यार, भेटै नभएन पुरै डिप है।
6: त्यस्तै त्यस्तै ओ ल, मलाई भन् त थारू भाषाबाट, म तिमीलाई माया गर्छु लाई के भन्छन्?
9: ए म्यासेज पठाउनलाई
6: भन्न।
9: ल लेख, मै तुही मैया कर्ठु।
6: के रे के रे? अलि बिस्तारै भन्न। मे टु हे, अरू के भनिस्?
9: मै तुहीन मैया कर्ठु भयो
6: भयो भयो।
9: ऊ फेरि म्यासेज आयो, के रिप्लाई आयो भन् त?
6: के भनेको यस्तो केही बुझिन र। म तिमीलाई माया गर्छु भनेको थारु भाषामा।
9: ऊ फेरि आयो, के आयो के के?
6: अब मैले के लेख्ने त रे?
9: लभ यु टु लेख्न लगा न।
6: तिमीले अब लभ यु टु लेख न।
9: तैँले मलाई झुट नबोली भन् त, तैँले यो मुनालाई साँच्चै लभ गरेको कि राम्री देखेर घुमाउन मात्रै खोजेको?
1: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, स्कुलमा आफ्ना परिवारको चित्र बनाउन लगाउँदा आफ्नै बुबाको चित्र नबनाउने पात्र को हुन्? यसको सही उत्तर हो सन्देश। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत रोल्पाबाट प्रकाश महरा, सिन्धुलीबाट निर्मला योञ्जन, दाङबाट रोशन यादव र अछामबाट उषा ढुङ्गाना विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, उत्सवले सुरु गरेको व्यापार के हो? प्रश्न फेरि एकपटक, उत्सवले सुरु गरेको व्यापार के हो?
0: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 3210 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2, त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपे गुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।